सँगै भक्तपुरका राजा रञ्जित मल्ल र ललितपुरका राजा तेज नरसिंह मल्ल दुवैले पृथ्वीनारायण शाहका अगाडि हार स्वीकार गर्छन्। त्यस पछाडि नै पृथ्वीनारायण शाहले काठमाडौँको दहचोकमा बसी आफ्नो राज्य चलाउँछन्। तर काठमाडौँलाई नै केन्द्र बनाउनु पर्ने गरी काठमाडौँ त्यस्तो महत्वपूर्ण चाहिँ किन थियो त? यो बुझ्नलाई हामीले काठमाडौँको इतिहास बुझ्नु पर्ने हुन्छ। काठमाडौँको इतिहास 2000 वर्ष भन्दा पनि पुरानो छ। काठमाडौँ मानिसहरूको बसोबास रहेको विश्वभन्दा सबैभन्दा पुरानो सहर मध्ये एक हो। यसको खोज 2 शताब्दीमा मञ्जुश्रीले गरेका थिए। नेवारी र बुद्धिस्ट माइथोलोजीका अनुसार उनी एक भगवान थिए या भनौं बोधिसत्य। बोधिसत्य त्यस्ता व्यक्तिहरूलाई भनिन्छ जो मुक्तिको बाटोमा हिँडेका हुन्छन् या भनौं भगवान बुद्धको मार्गमा हिँडेका हुन्छन्। काठमाडौँ पहिला एउटा विशाल ताल थियो जसलाई नागदह भन्ने गरिन्थ्यो। मञ्जुश्रीले काठमाडौँलाई एउटा मानिस बस्न लागेको सहर बनाउने सोचले सोबारको डाँडा निर गएर तलवारले काटिदिएका थिए अनि त्यस पछाडि उपत्यकाको सबै पानी बगेर गएको थियो। अब केही धार्मिक ग्रन्थहरू अनुसार भने त्यसको केही समय पछाडि बनासुरा नाम गरेका एउटा राक्षस काठमाडौँ आएर फेरि चोबार बन्द गरिदिएका थिए र उपत्यकामा फेरि पानी भरिएको थियो। त्यो थाहा पाए पछाडि भगवान कृष्ण नेपाल आएर बनासुराको अन्त्य गरी उनले आफ्नो सुदर्शन चक्रले चोबार फेरि काटिदिएका थिए। काठमाडौँ फेरि रहन लायक बनेको थियो। अरू केही गाई गोठहरू पनि उनले आफूसँगै लिएर आएका थिए। तिनै गोठालाहरू मध्येका एक भुक्तमानलाई उनले काठमाडौँको पहिलो राजा बनाए र गोपाल वंशीय शासनको सुरुवात गरिदिए। समयसँगै काठमाडौँमा महिषपाल, किराँत, लिच्छपी, मल्ल जस्ता भिन्न भिन्न वंशहरूले शासन गर्न थाले। यसरी पनि काठमाडौँ हिस्टोरिकल्ली इम्पोर्टेन्ट हुँदै गयो। त्यसबाहेक काठमाडौँ पहिलादेखि नै एक ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी थियो। प्राचीन समयदेखि नै काठमाडौँ व्यापार, संस्कृति र प्रशासनिक क्षेत्रको महत्वपूर्ण केन्द्र थियो। काठमाडौँ किराँत वंशीय राजाहरूको समयमा तिब्बत र इन्डिया बीचको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मार्ग थियो। इन्डियाबाट आएका व्यापारीहरू यही बास बस्ने भएकाले काठमाडौँमा सधैँ बेग्लै प्रकारको उल्लास र रमझम हुन्थ्यो। सँगसँगै काठमाडौँ निवासीहरूले यसबाट आर्थिक लाभ पनि लिइरहेका थिए। भारतीय व्यापारीसँग राम्रो सम्बन्ध बनाएका नेवारहरूले बिस्तारै भारतको माध्यमबाट तिब्बतसँग व्यापार गर्न थालेका थिए। अब तिब्बतसँग नि राम्रो व्यापारिक सम्बन्ध बनाएका नेवारहरूले त्यहाँका स्थानीय उत्पादनलाई पनि निर्यात गर्न थाले। काठमाडौँ थोरै समयमा धेरै नै अगाडि बढिसकेको थियो। कला, कौशल अनि सांस्कृतिक धरोहरको धनी काठमाडौँ अब आर्थिक तवरबाट पनि धनी बन्दै थियो। त्यो बाहेक काठमाडौँको माटो एकदमै उर्वर थियो। यहाँ धान, मकै, कोदो, लसुन, बन्दा, काउली जस्ता अन्नहरू मनग्ग फल्ने गर्थे। त्यो बाहेक तोरी, उखु, कपास, बेसा र अदुवा जस्ता नगदे बालीहरू पनि फलाइने गरिन्थ्यो र यो कुरालाई काठमाडौँको बागमती, विष्णुवती र मनोहरा जस्ता नदीहरूको प्रत्यक्ष पहुँचले पनि सजिलो बनाउँथ्यो। किसानहरूलाई रायश्वरी नहरको माध्यमबाट खेतमा पानी पुर्याउन धेरै नै सजिलो भएको थियो। यसरी आफ्नो सहरलाई पुग्ने अन्न उत्पादन साथै विभिन्न नगदे बाली उत्पादन गर्नाले यहाँका किसानहरूले राम्रो मुनाफा आर्जन गरिरहेका थिए। यसरी थोरै समयमा काठमाडौँ नेपालको प्रशासनिक, आर्थिक र राजनीतिक केन्द्र बनिसकेको थियो। नेपालका अधिकांश सरकारी कार्यालय, राजदरबार, विदेशी दूतावास र अरू महत्वपूर्ण कार्यालय पनि काठमाडौँभित्रै बन्दै गए। काठमाडौँ संस्कृति, परम्परा, वस्तुकला र मानव सभ्यताका तवरले हेर्दा पनि सिङ्गो नेपालको राजधानीको रूपमा उचित देखियो। पृथ्वीनारायण शाहको एकीकरण अभियान भन्दा धेरै अगाडिदेखि नै काठमाडौँले भारत र तिब्बत बीचको व्यापारिक केन्द्रको रूपमा काम गर्थ्यो र दुवै देशसँग राम्रो व्यापारिक सम्बन्ध बनाइसकेको थियो। यसरी हेर्दा स्थानीय उत्पादनले बजार पाउने र बाहिरबाट सामान आयात गर्न पनि सजिलो हुने देखियो। अनि लोकेसन वाइज पनि काठमाडौँ उपत्यका लगभग नेपालको बीचतिरै पर्थ्यो। यसरी सेन्ट्रल लोकेसनलाई देशको राजधानी बनाउँदा देशका विभिन्न क्षेत्रबाट प्रशासनिक सुविधा लिन सजिलो हुने पनि देखियो। अनि अर्को मुख्य कुरा जसका कारण पृथ्वीनारायण शाहले काठमाडौँलाई राजधानी बनाए त्यो के थियो भने काठमाडौँको चारैतिर अग्ला डाँडाहरूले छेकेको थियो जसले देशको पोलिटिक्स र एडमिनिस्ट्रेसनको लागि नेचुरल डिफेन्सको रूपमा काम गर्थ्यो। अरूलाई अट्याक गर्न पनि सजिलो र आफूमाथि हुने अट्याकलाई पनि सजिलै आकलन गर्न सकिने भएकाले उनको एकीकरण अभियानलाई नै काठमाडौँले सहज बनाएको थियो। अब अहिले काठमाडौँ विदेशी पर्यटकका लागि प्रवेशद्वारको रूपमा काम गर्छ। यहाँ रहेका विभिन्न सांस्कृतिक र ऐतिहासिक धरोहर र मनमोहक वस्तुकलाका नमुनाहरूमा विदेशी पर्यटकहरू खुबै लोभिन्छन्। स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र काठमाडौँ दरबार स्क्वायर जस्ता वर्ल्ड हेरिटेज साइटमा सुस्वीकृत संरचनाहरू पनि यही नै रहेका छन्। नेपालको केन्द्रीय ब्याङ्क, नेपाल राष्ट्रिय ब्याङ्क, अन्य वाणिज्य ब्याङ्क र ठूलो उद्योग व्यवसाय पनि काठमाडौँमै रहेका छन्। काठमाडौँ नेपालको केन्द्रमा पर्छ जसले गर्दा पूर्व र पश्चिम दुवैतर्फका जिल्लाबाट राजधानी आएर प्रशासनिक सेवा लिन पनि सहज भएको छ। अरू देशका राजदूतावास, सार्क सचिवालय, युनाइटेड नेसन्स र विभिन्न आइएनजिओहरू पनि यही रहेका छन्।
यस्ता संस्थाहरू

हतियार आपूर्तिको मात्रा बढाएसँगै मध्यपूर्वको संकट अब झन जटिल र बहुपक्षीय सैन्य टकरावको दिशामा अघि बढ्ने संकेत गरिरहेको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृंखलामा हामी शान्तिवार्ताको आवरणमा बुनिएको कूटनीतिक षड्यन्त्र, हर्मुजमा अमेरिकी युद्धपोतको रहस्यमय मुभमेन्ट र इजरायलले वार्तालाई कसरी निष्कर्षविहीन बनायो भन्ने बारेमा विशेष चर्चा गर्नेछौ। पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको ऐतिहासिक फेस टू फेस वार्ता अन्तत 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुन पुग्यो। आइतबार एक पत्रकार सम्मेलन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताको नराम्रो खबर सुनाउँदै इरानसँग सहमति हुन नसकेको आधिकारिक जानकारी दिएका थिए। भान्सका अनुसार 21 घण्टासम्म निकै गम्भीर र ठोस छलफलहरू भए तापनि इरानले अमेरिकी रेडलाइन अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। इस्लामाबाद वार्ताका मुख्य मुद्दाहरू: अप्रिल 2026 पाकिस्तानको मध्यस्थतामा आयोजित इस्लामाबाद वार्ता 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुनुमा दशकौंदेखि बल्झिरहेका पाँचवटा मुख्य मुद्दाहरू बाधक देखिएका छन्। यो वार्ता केवल एउटा प्राविधिक छलफल मात्र नभई दुवै राष्ट्रको प्रतिष्ठा, सुरक्षा र अस्तित्वको लडाई बन्न पुग्यो। वार्ताको टेबुलमा सबैभन्दा पेचिलो बनेको पहिलो मुद्दा युरेनियम सम्वर्धन हो, जसमा अमेरिका र इजरायलले इरानको आणविक क्षमतालाई पूर्ण बन्देज लगाउनु पर्ने रेड लाइन अघि सारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त इरानभित्रै छिरेर युरेनियम जफत गर्ने जस्ता कड़ा चेतावनी समेत दिइरहँदा इरानले यसलाई आफ्नो वैज्ञानिक र ऊर्जा सम्बन्धी सार्वभौम अधिकार भन्दै कुनै पनि शर्तमा त्याग गर्न अस्वीकार गर्यो। यही वैचारिक टकरावका कारण वार्ताले शुरूआतमै ठूलो धक्का महसुस गरेको थियो। यसै गरी इस्लामाबाद वार्ताको दोस्रो मुद्दा इरानको मिसाइल कार्यक्रम र मध्यपूर्वमा उसको क्षेत्रीय सैन्य प्रभाव बन्न पुग्यो। वाशिङटनले इरानलाई आफ्नो लामो दूरीको ब्यालिस्टिक मिसाइल विकास रोक्न र हिजबुल्लाह, हमास तथा हुथी विद्रोहीहरूलाई दिइने सैन्य सहयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने बतायो। तर तेहरानका लागि यी सशस्त्र समूह र मिसाइल क्षमता नै इजरायल र अमेरिकाको सम्भावित आक्रमण रोक्ने मुख्य सुरक्षा कवच हुन्, जसलाई त्याग्नु इरानका लागि आत्मसमर्पण सरह हुन सक्थ्यो। त्यसैले इरान अमेरिकाको यो प्रस्ताव स्वीकार गर्न तयार भएन। त्यसै गरी तेस्रो मुद्दाको रूपमा रहेको आर्थिक नाकाबन्दी र क्षतिपूर्तिले वार्तालाई झन जटिल बनायो। इरानले विशेष गरी युद्धका कारण आफ्नो देशको भौतिक पूर्वाधारमा पुगेको खरबौं डलरको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने र वर्षौंदेखि लाग्दै आएका सबै आर्थिक प्रतिबन्धहरू तत्काल हटाइनुपर्ने कड़ा अडान राख्यो। अमेरिकाका लागि युद्धको क्षतिपूर्ति स्वीकार्नु भनेको रणनीतिक रूपमा आफूलाई पराजित र नैतिक रूपमा दोषी मान्नु सरह हुने भएकोले अमेरिकी टोली यस मागबाट पछि हट्यो। चौथो र रणनीतिक रूपमा सबैभन्दा संवेदनशील मुद्दा हर्मुज जलडमरूको नियन्त्रण र त्यहाँबाट हुने कर असुली बन्न पुग्यो। विश्वको तेल आपूर्तिको लाइफलाइन मानिने यस जलमार्गमा इरानले आफ्नो पूर्ण अधिकार दावी गर्दै रियाल मुद्रामा कर असुल्ने कानून ल्याएको छ, जसलाई अमेरिकाले हटाउनु पर्ने माग गरेको छ। तर यता अमेरिकी मागको विरोध गर्दै इरानले आरोप लगाएको छ कि जुन कुराहरू अमेरिकाले युद्धबाट हासिल गर्न सकिरहेको थिएन, अहिले वार्ताबाट त्यही कुरा खोज्न खोज्दा इस्लामाबाद वार्ता निष्कर्षविहीन बन्न पुगेको हो। इरानमा भित्रियो चीनको हतियार। इस्लामाबादमा जारी अमेरिका र इरान बीचको वार्ताको जटिल पृष्ठभूमिमा चीनको रणनीतिक प्रवेशले विश्व राजनीतिमा एउटा नयाँ र शक्तिशाली मोड ल्याएको छ। अमेरिकी गुप्तचर निकाय सीआईएले हालै सार्वजनिक गरेको एक गोप्य र सनसनीपूर्ण रिपोर्टले व्हाइट हाउस र सम्पूर्ण पश्चिमा जगतलाई स्तब्ध तुल्याएको छ। यस रिपोर्टका अनुसार जब अमेरिका र इरान वार्ताको टेबुलमा थिए, ठिक त्यही समयमा चीनले इरानलाई अत्याधुनिक र घातक सैन्य प्रविधि उपलब्ध गराउने प्रक्रियालाई तीव्र बनाएको छ। सीआईएले वाशिङटनलाई दिएको जानकारी अनुसार बेजिङले केही हप्ताभित्रै इरानलाई पूर्ण विकसित हवाई रक्षा प्रणाली र काँधमा राखेर प्रहार गर्न सकिने म्यान पोर्टेबल मिसाइलहरू ठूलो परिमाणमा हस्तान्तरण गर्ने तयारी पूरा गरेको छ। यसले इरानको रक्षात्मक क्षमतालाई अझ बलियो बनाउनेछ। हुन त चीनको यो सहयोग अहिलेको युद्ध शुरू हुनुभन्दा अघि नै भएका पुराना रक्षा सम्झौताहरूको निरन्तरता भए पनि

अहिलेको समयमा चीनबाट यस्तो सहयोग तीव्र गतिमा हुनुले यसलाई विश्वका सैन्य विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। सीआईएका अनुसार चीनले प्रदान गर्ने यी प्रविधिहरू विशेष गरी इजरायली मिसाइल र अमेरिकी ड्रोनहरूलाई आकाशमै ध्वस्त पार्न सक्षम छन्, जसले गर्दा युद्धको मैदानमा इरानको आत्मविश्वास झन बढेको छ। अमेरिकाले इरानलाई कमजोर र एक्लो भएको दावी गरिरहँदा चीनको यो बलियो साथले इरानलाई वार्ताको टेबलमा थप शक्तिशाली त बनाएको छ नै, वार्ता निष्कर्षविहीन टुङ्गिनुमा यो पनि मुख्य कारण बन्न पुगेको छ, किनकि उसको पछाडि विश्वको अर्को महाशक्ति उभिएको अवस्थामा इरानले अब अमेरिकी दबावमा जुनसुकै शर्त मान्नुपर्ने बाध्यता छैन। चीनको यो प्रवेशले इस्लामाबाद वार्तालाई केवल दुई देश बीचको विवादमा मात्र सीमित राखेन, बरु यसलाई ग्रेट पावर राइभलरी अर्थात महाशक्तिहरू बीचको प्रतिस्पर्धाको एउटा कुरुक्षेत्रमा परिणत गरिदिएको छ। यति बेला अमेरिका र इजरायलका लागि इरानको यो बढ्दो सैन्य सामर्थ्य एउटा ठूलो टाउको दुखाईको विषय बन्न पुगेको छ। चीनले इरानलाई दिने यो सुरक्षा कवचले मध्यपूर्वको शक्ति सन्तुलनलाई स्थायी रूपमा बदल्न सक्छ। वार्ताको टेबलमा बसिरहेका अमेरिकी प्रतिनिधिहरूका लागि अब इरानसँग मात्र होइन, बरु पर्दा पछाडिबाट खेलिरहेको चीनको प्रभावसँग पनि लड्नुपर्ने चुनौती थपिएको छ। हर्मुजमा युद्धपोत र लेबनानमा बमबारी। इस्लामाबादमा जारी वार्ताको सबैभन्दा जटिल र सामरिक महत्वको केन्द्रमा हर्मुज जलडमरूको विवाद बन्न पुगेको छ, जसले वार्तालाई निष्कर्षविहीन बनाउन मुख्य भूमिका खेल्यो। शनिबार इस्लामाबादमा शान्तिको मस्यौदा तयार भइरहँदा यता अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलडमरूमा आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस शान्ति पिटरसन परिचालन गरेर वार्तालाई भाड्ने काम गरेको थियो। अमेरिकाले इरानद्वारा बिछ्याइएका समुद्री सुरुङहरू सफा गर्ने बहानामा आफ्ना जंगी जहाजहरू पठाएर इरानको सामरिक पकडलाई चुनौती दिने प्रयास गरेपछि वार्ताको टेबुलमा बसिरहेका इरानी प्रतिनिधिहरू सशंकित मात्र भएनन्, बरु वार्ता नै भंग हुने अवस्थामा पुग्यो। जब इरानले 30 मिनटभित्र जहाज नहटाए मिसाइल आक्रमण गर्ने कड़ा चेतावनी दियो, त्यसपछि अमेरिकाले हर्मुज जलडमरूमा रहेका आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस फ्रान्की पिटरसनलाई त्यहाँबाट पछि हटाएको थियो। यता इजरायलको भूमिकाले वार्तालाई झन निष्कर्षविहीन र जटिल बनाउन आगोमा घिउ थप्ने काम गर्यो। जब इस्लामाबादमा सिज फायरका लागि गहन छलफल भइरहेको थियो, ठिक त्यही समयमा इजरायलले लेबनानमा भीषण हवाई आक्रमण जारी राख्यो, जसमा कैयौं निर्दोष नागरिकहरूको ज्यान गयो। इरानी टोलीले वार्ताको क्रममा इजरायली आक्रमण रोक्न बारम्बार माग गरे तापनि अमेरिकी प्रशासनले इजरायललाई नियन्त्रण गर्नुको सट्टा मौन समर्थन दिएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त सार्वजनिक रूपमै इरान विरूद्धको अभियान अझै नसकिएको भन्दै इरानको आणविक भण्डार र युरेनियम नष्ट गर्न जुनसुकै कदम चाल्ने धम्की दिए, जसले वार्तालाई निकै प्रभावित बनायो। यसरी अमेरिकाको सैन्य दबाव र इजरायलको निरन्तरको आक्रमण र इरानलाई चीनको रक्षा सहयोगले इस्लामाबाद वार्ता एउटा कूटनीतिक षड्यन्त्रमा परिणत हुन पुगेको छ। इरानले आफ्नो अस्तित्व र सुरक्षा कवच मानिने हिजबुल्लाह र हर्मुज जलमार्गमा कुनै पनि शर्तमा सम्झौता नगर्ने अडान लिएपछि अमेरिका बिना कुनै नतिजा फर्कन बाध्य भयो। इजरायलले लेबनानलाई युद्धको मैदान बनाइरहँदा र अमेरिकाले युद्धमा युद्धपोत परिचालन गरिरहँदा इरानले पनि आफू सैन्य रूपमा पछि नहट्ने स्पष्ट संकेत दिएको छ। अहिलेसम्मको अवस्था हेर्दा वार्ता केवल समय काट्ने र अर्को ठूलो युद्धको तयारी गर्ने एउटा बहाना मात्र साबित भएको छ, जसले गर्दा मध्यपूर्वको भविष्य अब कूटनीतिको टेबलबाट उम्किएर फेरि एकपटक युद्धको मैदानमा पुग्ने संकेत गरिरहेको छ। नयाँ शीत युद्ध बन्दै मध्यपूर्व। इस्लामाबाद वार्ताको विफलता र पछिल्लो सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भूराजनीतिक विश्लेषकहरूले नयाँ शीत युद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छ भने अर्कोतिर चीन रूस र इरान बीचको एउटा अनौपचारिक तर शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बनिरहँदा

चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र सैन्य प्रविधि उपलब्ध गराउनले यो लडाई अब केवल दुई देश बीचको विवाद मात्र नरहेको प्रष्ट हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेडलाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र सामर्थ्य प्रदान गरेको छ, जसका कारण 21 घण्टाको सघन वार्ता पनि बिना कुनै निष्कर्ष टुङ्गिन पुग्यो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण देखिएको छ। युक्रेन युद्धमा व्यस्त भए तापनि रूसले इरानलाई आवश्यक खुफिया जानकारी र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ, जसले अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई निस्तेज पार्न इरानलाई मद्दत पुगेको छ। चीनको आर्थिक र प्राविधिक शक्ति, रूसको सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कड़ा पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब पश्चिमा शक्तिहरूको नियन्त्रणबाट फुत्किँदै गएको महसुस गर्न थालिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको धम्कीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरालाई थप प्रष्ट हुन्छ। सीधा भन्नुपर्दा इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ शक्ति समीकरणको ठूलो हात छ। अबको विश्व राजनीति कूटनीतिको माध्यमबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्य पूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीत युद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। इस्लामाबाद वार्ता कुनै ठोस निष्कर्ष बिना टुङ्गिएपछि अबको भविष्य कुन दिशामा मोडिएला भन्ने प्रश्नले विश्व राजनीतिमा गम्भीर संशय पैदा गरेको छ। वार्ताको विफलतासँगै इजरायलले लेबनान र इरानमाथि आक्रमण तीव्र पार्ने स्पष्ट संकेत दिइसकेको छ, जसले गर्दा यो युद्धविराम कुनै पनि बेला भंग हुन सक्छ। अर्कोतर्फ हर्मुज जलमार्गको नियन्त्रण र त्यहाँ बिछ्याइएका बारूदी सुरुङ हटाउने विषयले अमेरिका र इरान बीच सीधा सैन्य टकराव निम्त्याउने जोखिम बढाएको छ। चीनबाट प्राप्त गरेको अत्याधुनिक रक्षा प्रणाली र नयाँ मिसाइलहरूको बलमा अब इरानले अमेरिकाको रेडलाइनलाई चुनौती दिने सम्भावना बलियो छ। त्यसैले अब प्रश्न यो होइन कि वार्ता किन असफल भयो, बरु मुख्य प्रश्न त यो हो कि के महाशक्ति राष्ट्रहरू साँच्चै शान्ति चाहन्छन् वा हर्मुजको यो निलो पानीमा उनीहरू फेरि एकपटक विश्व अर्थतन्त्रलाई डुबाएर आफ्नै साम्राज्य खडा गर्ने दाउमा छन्। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृंखला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृंखला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौ। तबसम्मको लागि संवेदनशील मानिने हर्मुज जलसन्धि यति बेला एउटा यस्तो टाइम बम बनेको छ, जसले कुनै पनि क्षण विश्व अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ। इरानले यो अन्तर्राष्ट्रिय जलमार्गलाई आफ्नो निजी सम्पत्ति र सार्वभौम क्षेत्र घोषणा गर्दै जहाजहरूबाट टोल ट्याक्स असुली गर्न थालेपछि मध्य पूर्वको तनावले नयाँ र खतरनाक मोड लिएको छ। इरानको यो कदम केवल राजस्व उठाउने प्रयास मात्र होइन, बरु यो परमाणु बम भन्दा पनि शक्तिशाली एउटा यस्तो भूराजनीतिक ब्रह्मास्त्र हो जसको एउटै निर्णयले विश्वभर ऊर्जाको हाहाकार मचाउन सक्छ। तर अमेरिकाले इरानको यही ब्रह्मास्त्र तोड्ने प्रयास स्वरूप यति बेला आफ्ना भिन्काय युद्धपोतहरू र विमानवाहक जहाजहरू पर्सियन गल्फमा तैनात गरिरहेको छ, जहाँ कुनै पनि बेला भयानक युद्धको शङ्खघोष हुन सक्छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी चीन र रूसको आडमा इरानले अमेरिकालाई दिएको खुल्ला चुनौती र हर्मुज जलमार्गको नियन्त्रणका लागि शुरू भएको नयाँ शीत युद्धको खतरनाक मोडका बारेमा विशेष चर्चा गर्नेछौ। रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलसन्धिमा इरानले यति बेला आफ्नो नियन्त्रणलाई नयाँ र आक्रामक ढंगले परिभाषित गर्न

खोजिरहेको छ। इरानको दावी छ कि यो जल क्षेत्र कुनै अन्तर्राष्ट्रिय खुल्ला समुद्र होइन, बरु यो इरान र ओमानको पूर्ण सार्वभौम सत्ता अन्तर्गत पर्ने जल क्षेत्र हो। यसै तर्कलाई आधार बनाएर इरानले अहिले हर्मुज भएर आवत जावत गर्ने व्यापारिक जहाजहरूबाट टोल अर्थात पारवहन शुल्क असुली गर्न थालेको छ। विश्वको झण्डै एक तिहाई तेल ढुवानी हुने यो साँगुरो मार्गमा शुल्क लगाउनु भनेको इरानले विश्व अर्थतन्त्रको नाडीमा आफ्नो बलियो पकड जमाउनु हो। जसरी कुनै देशले आफ्नो राष्ट्रिय राजमार्गमा टोल असुली गरेर राजस्व बढाउँछ, इरानले पनि त्यसै गरी हर्मुजलाई आफ्नो आर्थिक मेरुदण्ड र कूटनीतिक बार्गेनिङ चिपको रूपमा प्रयोग गरिरहेको छ। इरानले हर्मुजमा आफ्नो पकड बलियो बनाउन ओमानतर्फको पुरानो मार्गमा समुद्री माइनहरू बिछ्याएसँगै त्यो मार्ग असुरक्षित भएकोले यति बेला सबै जहाजहरू इरानी सीमाको अझ नजिक रहेको नयाँ मार्गबाट हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ। यो नयाँ मार्ग अहिले पूर्ण रूपमा इरानी रिभोल्युसनरी गार्ड्सको प्रत्यक्ष निगरानीमा रहेको छ, जहाँबाट पार हुन अब हरेक जहाजले इरानको स्वीकृति लिनुपर्नेछ। यदि इरानले यो मार्ग बन्द गरिदियो वा नियन्त्रण अझ कडा बनायो भने विश्व अर्थतन्त्रमा ठूलो सुनामी आउन सक्छ। अहिले अमेरिका र इजरायल इरानले उठाएको यही टोल ट्याक्स टुलुटुलु हेरेर बस्न बाध्य भएका छन्। इरानलाई राम्रोसँग थाहा छ यो उसको यस्तो ब्रह्मास्त्र हो जुन परमाणु बमभन्दा पनि शक्तिशाली छ। यसैको बलमा इरान अहिले आफ्नो शर्तमा अडिग रहन सकेको हो। यदि इरानसँग हर्मुज जलडमरू हुँदैनथ्यो भने अमेरिका र इजरायलले इरानलाई धेरै अघि नै घुँडा टेकाइसकेका हुन्थे। ट्रम्पको नयाँ रणनीति। डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी विदेश नीतिमा एउटा अत्यन्तै कठोर र आक्रामक रणनीतिको उदय भएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले भेनेजुएला स्टाइल ब्लकेटको संज्ञा दिएका छन्। ट्रम्प प्रशासनले अब इरानलाई सैन्य रूपमा मात्र होइन बरु आर्थिक रूपमा पूर्णत घाँटी निमोठेर आत्मसमर्पण गराउने योजना बनाएको छ। विगतमा अमेरिकाले भेनेजुएलाको तेल निर्यातलाई ठप्प पारेर त्यहाँको अर्थतन्त्रलाई धराशायी बनाए झैं अब इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग आइल्याण्डलाई निशाना बनाउने तयारी गरिरहेको छ। ट्रम्पले स्पष्ट संकेत दिएका छन् कि यदि इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्न खोज्छ भने अमेरिकाले आफ्ना शक्तिशाली युद्धपोतहरू प्रयोग गरेर इरानको तेल आपूर्ति र व्यापारलाई संसारबाट पूर्ण रूपमा विच्छेद गरिदिनेछ। यस रणनीतिको मूल उद्देश्य इरानले कर उठाएर वा तेल बेचेर कमाउने राजस्वलाई शून्यमा झार्नु हो, जसले गर्दा तेहरान आर्थिक रूपमा टाट पल्टिएर अमेरिकी शर्तहरू मान्न बाध्य होस्। यस रणनीतिलाई कार्यान्वयन गर्न अमेरिकाले समुद्रमा आफ्नो शक्ति प्रदर्शनलाई उत्कर्षमा पुर्याएको छ। हालैको सैन्य मुभमेन्ट अनुसार अमेरिकाले हाइफा क्षेत्रबाट आफ्नो शक्तिशाली एयरक्राफ्ट करियर यूएसएस जेराल आर फोर्डलाई पर्सियन गल्फतर्फ मोडेको छ। त्यसै गरी यूएसएस अब्राहम लिंकनको सो क्षेत्रमा पहिलेदेखि नै तैनात छ भने जर्ज डब्ल्यू बुच र यूएसएस बक्सर जस्ता भिन्काए युद्धपोतहरू पनि सोही दिशातर्फ अघि बढ़िरहेका छन्। यो व्यापक सैन्य तैनाथीको अर्थ के हो भने अब अमेरिकाले इरानको तटवर्ती क्षेत्रमा एउटा अभेद्य पर्खाल खड़ा गर्नेछ। यदि इरानले हर्मुज जलमार्ग बन्द गरेर विश्वलाई धम्क्याउन खोज्यो भने अमेरिकाले प्रत्युत्तरमा इरानबाट निस्कने एउटा पनि तेल ट्याङ्करलाई चीन वा भारतसम्म पुग्न नदिने गरी इकोनोमिक ब्लकेट लगाउनेछ। यसले इरानको मुख्य आर्थिक मेरुदण्डलाई नै भाँचिदिने र उसलाई अन्तर्राष्ट्रिय व्यापारबाट पूर्णत अलग्याउने देखिन्छ। ट्रम्पको यो रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक र दण्डित गर्ने प्रकृतिको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत स्पष्ट पारेका छन् कि इरानले आफूलाई कर उठाउने मालिक ठाने पनि वास्तवमा ऊ अमेरिकी घेराबन्दीमा परिसकेको छ। अमेरिकाले अब इरानको तेल खरिद गर्ने राष्ट्रहरूलाई समेत कड़ा चेतावनी दिने र ती राष्ट्रहरूसम्म पुग्ने आपूर्ति मार्गलाई नै सैन्य नियन्त्रणमा लिने तयारी गर्दैछ। यो भेनेजुएला मोडलको सफलताका लागि अमेरिकाले आफ्नो नौसैनिक श्रेष्ठतालाई पूर्ण रूपमा उपयोग गर्नेछ। यदि खर्ग आइल्याण्डबाट हुने तेल निकासी बन्द भयो भने इरानको वार्षिक अर्बौं डलरको आमदानी गुम्नेछ, जसले गर्दा इरानभित्रै जनविद्रोह वा सैन्य मनोबल कमजोर हुने ट्रम्पको आंकलन छ। त्यसैले ट्रम्पको यो भेनेजुएला स्टाइल नाकाबन्दीले मध्यपूर्वको द्वन्द्वलाई एउटा नयाँ र खतरनाक मोडमा पुर्याउन सक्छ। आजसम्म इरानले हर्मुज जलमार्गलाई अमेरिका विरूद्ध हतियारको रूपमा प्रयोग गर्दै आएको थियो, तर अब अमेरिका

0: यसले सोही हतियार इरान विरूद्ध नै प्रयोग गर्ने योजना बनाएको छ। यदि अमेरिकाको यो रणनीति सफल भएमा इरानले आफ्नो अस्तित्व रक्षाका लागि कि त एउटा ठूलो युद्ध लड्नुपर्नेछ कि त अमेरिकाका सबै अपमानजनक शर्तहरू स्वीकार गर्नुपर्नेछ। वार्ता विफल भएपछि ट्रम्पले अघि सारेको यो इकोनोमिक वारफेयरले विश्व तेल बजारमा पनि ठूलो हलचल ल्याउने निश्चित छ। अबको केही हप्तामा अमेरिकाले खर्ग आइल्यान्ड र हर्मुजको पानीमा कसरी आफ्नो फलामे पर्खाल खडा गर्छ त्यसैले मध्य पूर्वको भावी नक्सा तय गर्नेछ। इरानको प्रतिकार र चेतावनी। इस्लामाबाद वार्ताको विफलता र अमेरिकाले अघि सारेको नौसैनिक नाकाबन्दीको धम्कीपछि इरानले देखाएको प्रतिकार र उसको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सको चेतावनीले मध्य पूर्वको तनावलाई उत्कर्षमा पुर्याएको छ। इरानले स्पष्ट पारेको छ कि उनीहरू अमेरिकी दबाव र धम्कीका अगाडि झुक्ने छैनन्। आईआरजीसीका कमाण्डरहरूले खुल्ला रूपमा चेतावनी दिएका छन् कि यदि अमेरिकाले हर्मुज जलमार्ग वा खर्ग आइल्यान्डमा कुनै पनि प्रकारको नौसैनिक अवरोध खडा गर्ने प्रयास गरेमा त्यसको नतिजा अकल्पनीय हुनेछ। इरानको यो आत्मविश्वासी प्रतिकारको मुख्य आधार उसको अत्याधुनिक मिसाइल प्रविधि ड्रोन स्वाम र समुद्रमा बिछ्याइएका स्मार्ट माइन्सहरू हुन्। आईआरजीसीले अमेरिकी युद्धपोतहरूलाई लक्षित गर्दै 30 मिनटको अल्टिमेटम समेत जारी गरिसकेको छ जसले के संकेत गर्छ भने इरान अब सीधा सैन्य टकरावका लागि मानसिक र भौतिक रूपमा तयार भइसकेको छ। इरानको प्रतिकार रणनीति केवल रक्षात्मक मात्र छैन बरु यो अत्यन्तै आक्रामक पनि छ। इरानले हर्मुज जलमार्गमा आफ्नो सार्वभौम अधिकार दावी गर्दै त्यहाँबाट पार हुने प्रत्येक जहाजको गतिविधिमा कडा निगरानी राखेको छ। आईआरजीसीले स्पष्ट सन्देश दिएको छ यदि इरानले आफ्नो तेल बेच्न पाउँदैन भने यो बाटो भएर कुनै पनि जहाजले सुरक्षित रूपमा निस्कन पाउने छैनन्। इरानले आफ्ना तटवर्ती क्षेत्रहरूमा कास्ट आइरन जस्ता शक्तिशाली एन्टिसिप मिसाइलहरू र चीनबाट प्राप्त अत्याधुनिक रक्षा प्रणालीहरू तैनात गरेको छ जसले अमेरिकी विमानवाहक जहाजलाई समेत ठूलो क्षति पुर्याउन सक्ने क्षमता राख्दछ। इरानले वार्ताको टेबुलमा देखाएको अडान र रणमैदानमा गरेको यो सैन्य तयारीले ट्रम्प प्रशासनलाई समेत सोच्न बाध्य बनाएको छ। यसका साथै इरानले आफ्नो प्रोक्सी शक्तिहरू जस्तै हिजबुल्लाह र हुथी विद्रोहीहरूलाई समेत उच्च सतर्कतामा राखेको छ। यदि अमेरिकाले इरानमाथि प्रत्यक्ष नौसैनिक नाकाबन्दी लगायो भने इरानले क्षेत्रीय स्तरमा बहुआयामिक युद्ध लड्ने रणनीति बनाएको छ। आईआरजीसीका अनुसार अमेरिकाले हर्मुजमा बिछ्याइएका माइन्सहरू हटाउन खोज्नु भनेको इरानको सार्वभौमिकतामाथि सीधा आक्रमण हो। इरानी नौसेनाले अमेरिकी युद्धपोतहरूलाई घेराबन्दी गरेर आफ्नो सैन्य श्रेष्ठता प्रदर्शन गरिरहेको छ जसले गर्दा अमेरिकी सेन्ट्रल कमाण्डलाई समेत आफ्नो अपरेशन अघि बढाउन कठिन भइरहेको छ। इरानको यो कडा प्रतिकारले इस्लामाबाद वार्ता केवल एउटा कूटनीतिक नाटक मात्र थियो भन्ने प्रमाणित भएको छ र वास्तविक फैसला समुद्रको पानीमै हुने निश्चित देखिएको छ। नयाँ शीत युद्धको शुरूआत। इस्लामाबाद वार्ताको विफलता र त्यसपछिको सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ जसलाई भू राजनीतिक विश्लेषकहरूले नयाँ शीत युद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्य पूर्वमा आफ्नो वर्चस्व कायम राख्नुपर्ने अडानमा छ भने अर्कोतिर चीन रूस र इरान बीचको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बुनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र घातक सैन्य प्रविधि उपलब्ध गराउनुले यो लडाईँ अब केवल दुई देशबीचको क्षेत्रीय विवाद मात्र नरहेको प्रश्न हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेड लाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र शक्ति प्रदान गरेको छ जसका कारण 21 घण्टाको सघन वार्तामा इरानलाई आफ्ना शर्तहरूमा अडिग रहने सामर्थ्य मिलेको हो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण र निर्णायक देखिएको छ। युक्रेन युद्धको मोर्चामा व्यस्त भए तापनि मस्कोले तेहरानलाई आवश्यक खुफिया जानकारी उपग्रह तथ्याङ्क र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ। यसले गर्दा अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई पहिल्यै पहिचान गरी निश्चेज पार्न इरानलाई ठूलो मद्दत पुगेको छ। चीनको विशाल आर्थिक र प्राविधिक शक्ति, रूसको गहिरो सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कडा सैन्य पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब अमेरिकाको नियन्त्रणबाट फुत्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको कडा चेतावनीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरा प्रष्ट हुन्छ। यति बेला इरानमा चीन र रूसको यो सक्रिय प्रवेशले मध्यपूर्वलाई महाशक्तिहरू बीचको ग्रेट पावर राइभलरीको कुरुक्षेत्रमा परिणत गरिदिएको छ। ट्रम्प प्रशासनले इरानमाथि भेनेजुएला स्टाइलको आर्थिक नाकाबन्दी लगाउने प्रयास गरे पनि चीनले त्यसलाई आफ्नो विशाल व्यापारिक सञ्जाल मार्फत विफल तुल्याइदिने सम्भावना उत्तिकै प्रबल छ। अबको विश्व राजनीति कूटनीतिको मधुर सम्वादबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने संकेत देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। त्यसैले इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ वैश्विक शक्ति समीकरणसँगै इजरायली प्रधानमन्त्री नेतन्याहुको सत्ता बचाउने रणनीति र अमेरिकाको सैन्य दबाव मुख्य कारण हुन् जसले अब शान्तिवार्ता भन्दा बढी क्षेत्रीय महायुद्ध र विनाशको संकेत गरिरहेको छ। हर्मुज जलसन्धिको यो तनावले विश्वलाई एउटा यस्तो गम्भीर मोडमा पुर्याएको छ जहाँ कूटनीति अब मिसाइलको गर्जन र आर्थिक नाकाबन्दीको छायामा दबिएको छ। इरानले हर्मुजलाई आफ्नो ब्रह्मास्त्र बनाएर विश्व अर्थतन्त्रको नाडी छामिरहेको छ भने ट्रम्प प्रशासनले भेनेजुएला स्टाइलको घेराबन्दी मार्फत इरानको आर्थिक मेरुदण्ड नै भाँचिदिने रणनीति अघि सारेको छ। अमेरिकाका भीमकाय युद्धपोतहरू र इरानका अत्याधुनिक ड्रोन स्वाम बीचको यो टकरावले मध्यपूर्वलाई एउटा यस्तो विस्फोटक अवस्थामा पुर्याएको छ जहाँ सानो गल्तीले पनि विश्वव्यापी महायुद्धको ढोका खुल्न सक्छ। यो द्वन्द्व अब केवल दुई देश बीचको शक्ति प्रदर्शन मात्र रहेन, बरु यसले चीन, रूस र इरानको नयाँ युरेसियन ब्लक विरूद्ध अमेरिकी वर्चस्वको नयाँ शीतयुद्धलाई सतहमा ल्याएको छ। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।
1: सिधा कुरा जनतासँग चलाउँदै गर्दा केही वर्ष अगाडि रवि लामिछानेले भनेको यो कुरा सुन्नुहोस्।
2: अब यो क्यानाडाको मन्त्रीमण्डललाई देखाउन चाहन्छु। यो क्यानाडाको मन्त्रीमण्डल यहाँ आयो, रक्षा मन्त्रीलाई यातायात मन्त्री बनाएर काम हुँदैन। यी मन्त्रीहरूको ज्ञान र क्षमता नै यिनले जिम्मेवारी पाएको मन्त्रालयसँग सम्बन्धित छ। हामी कहाँ योगेश भट्टराईलाई पर्यटन मन्त्रीबाट हट्नु पर्यो, हट्नुहुन्छ कि मन्त्री पदबाट हट्नुहुन्छ कि बरु महिला तथा बालबालिका मन्त्रालय छान्नुहुन्छ भन्यो भने धरो धर्म के फरक पर्छ र जिम्मेवारी पूरा गर्ने त हो नि। महिला तथा बालबालिका मन्त्रालय भए पनि जानु पर्ला भन्छन्।
1: वेल, अब यो परिपाटी केही हदसम्म चेन्ज हुने भएको छ र हाम्रै देशको मन्त्रीमण्डल पनि एज र क्वालिफिकेसनको हिसाबले एउटा उदाहरणीय मन्त्रीमण्डल बनेको छ। मन्त्रालय सम्हालिरहेका अधिकांश मन्त्रीहरू आफ्नो क्षेत्रमा विषय विज्ञ छन्। आधा भन्दा बढी मन्त्रीहरू 40 वर्ष मुनिका छन् र आइरोनी त सोडिम वागले नै यो मन्त्रीमण्डलका सबैभन्दा पाका मन्त्री हुन्। अब मन्त्रीहरूको शपथ खाएसँगै यो सरकारले तत्कालै के गर्ने भनेर शासकीय सुधार सम्बन्धी 100 कार्यसूची पारित गरिसकेको छ। आजको भिडियोमा हामी यही मन्त्रीमण्डलको मन्त्रीहरूको परिचय सहित त्यो मन्त्रालयले के गर्छ र यो 100 कार्यसूचीमा उनीहरूको मन्त्रालय अन्तर्गत उनीहरूले गर्नै पर्ने काम के परेका छन् त यिनै विषयमा चर्चा गर्नेछौ। अब नयाँ वर्ष आउँदैछ र अल्टिमाले पनि नयाँ वर्ष 2083 लागि भनेर न्यू इयर ग्रान्ड सेल सुरु गरेको छ। यही अप्रिलको 3 बेलुका 8 बजेबाट अनलाइनमा र अप्रिलको फोर्थ बिहान 9:30 बजेबाट आआफ्ना आउटलेट्सहरूमा अल्टिमाले सुरु गरेको ग्रान्ड सेल क्याम्पेनमा अब तपाईँहरूले हरेक आइटम्समा अप टु 70% अफ पाउनुहुनेछ, जस अन्तर्गत फर्स्ट 100 युजरलाई भनेर अल्टिमा 10K मिनी पावर ब्याङ्क, अल्टिमा बुस्ट 20K प्रो र अल्टिमा फ्युजन 360 ₹2083 पाउन सक्नुहुन्छ। अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो ग्रान्ड सेल क्याम्पेनको प्राइसमा अझै थप 25 डिस्काउन्ट सहित तपाईँहरूले एमआरपी ₹3599 पर्ने बुम 211 इयरबड्स न्यू इयर क्याम्पियन प्राइस ₹1599 भन्दा पनि कम मात्र 1349 पाउनुहुन्छ। यो अफर फर्स्ट 100 युजरको लागि हो। यो सँगसँगै न्यू इयर प्राइस पोइन्ट डिल अन्तर्गत अल्टिमा X1 प्रो इयरबड्स 1444, अल्टिमा मार्बल स्पिकर 2444, अल्टिमा वाच सर्कल 3444 र अल्टिमा बुस्ट 20K अल्ट्रा म्याक्स जुन पावर ब्याङ्कबाट नै ल्यापटप पनि चार्ज गर्न मिल्छ त्यसलाई 4444 पाउनुहुनेछ। यो न्यू इयर ग्रान्ड सेल क्याम्पेनको अफरहरू अल्टिमाको अफिसियल वेबसाइट, दराज, जीबी, खल्ती, पठाउ बजार र अल्टिमाको आउटलेटहरूमा 10 अप्रिलको मिड नाइटसम्म उपलब्ध छ। पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। सस्मित पोखरेल मात्र 29 वर्षको उमेरमा शिक्षा तथा खेलकुद मन्त्री र सरकारको अफिसियल प्रवक्ता यानि कि स्पोक्स पर्सन, बालेसाको क्याबिनेटको सबैभन्दा कान्छा सदस्य हुन् सस्मित पोखरेल। अब यति सानो उमेरमै उनलाई यस्तो भारी जिम्मेवारी किन दिइयो त? सायद काठमाडौँ महानगरपालिकामा बालेनसँगै काम गर्दा उनले देखाएको रिजल्ट ओरिएन्टेड काम नै यो नियुक्तिको मुख्य कारण हुन सक्छ। उनले काठमाडौँ महानगरपालिकामा एसिस्टेन्ट एक्सपर्ट अफ अर्बन प्लानिङ कमिसनमा एडभाइजर हुँदा मेयर बालेनसासँगै मिलेर सरकारी स्कुलको मुहारै फेर्ने गरी धेरै सफल योजनाहरू ल्याए। उनकै अगुवाईमा विद्यालयमा स्मार्ट बोर्डदेखि मिड डे मिल सम्मको थालनी भयो। त्यस्तै बुक फ्री फ्राइडेको अवधारणा ल्यायो, जस अनुरूप हप्ताको एक दिन किताबी ज्ञान बिना नै विद्यार्थीको सिप, कला र क्रिएटिभिटीलाई नयाँ उचाइ दिने खाले गतिविधिहरूमा इन्भल्भ गराइयो। अनि उनले क्रिएटिभ स्कुल प्रोग्राम अन्तर्गत क्लास 4-12 विद्यार्थीलाई लक्षित गरी स्पोर्ट्स ट्रेनिङ दिने एउटा विशेष इनिसिएटिभ पनि सुरु गरे र मोस्ट इम्पोर्टेन्टली शिक्षा मन्त्रालयले नै कार्यान्वयन गर्न नसकेको प्राइभेट स्कुलमा गरिब तथा जेएनदार विद्यार्थीलाई दिनुपर्ने 10% छात्र वृद्धिको पनि कार्यान्वयन भयो, जस अनुरूप हरेक वर्ष काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा अब वार्षिक देशैभरबाट 20,000 विद्यार्थीले स्कलरसिप पाउँदैछन्। स्थानीय तहमा उनले गरेको सुधारहरूले नै आज उनलाई शिक्षा र खेलकुद क्षेत्रमा एउटा नयाँ आशाको केन्द्र बनाएको छ। सस्मितको यो प्र्याक्टिकल एक्सपिरियन्स र चुनावी अनलाइन क्याम्पेनले गर्दा नै उनलाई इलेक्सनमा जायन्ट किलरको रूपमा उदय गरायो। उनी आफै हुर्केका क्षेत्र नम्बर 5 उनले 30,737 मत ल्याएर जित हासिल गरे, जबकि उनको बलियो प्रतिस्पर्धि मानिएको नेपाली कंग्रेसका जेनरल सेक्रेटरी र पूर्व मन्त्री समेत रहेका प्रदीप पौडेलले मात्र 9,159 मत ल्याए। तर यो जित अचानक भने आएको होइन। 18 वर्षको उमेरमै उज्जवल थापाको विवेकशील क्याम्पेनबाट सुरु भएको उनको यात्रा आज देशको प्रवक्तासम्म पुगेको छ। काठमाडौँ युनिभर्सिटीबाट लमा ब्याचलर्स गरेका सस्मित अहिले त्रिभुवन विश्वविद्यालयबाट गुड गभर्नेन्स, एन्टी करप्सन एन्ड पब्लिक पोलिसीमा मास्टर्स गर्दैछन्। इन्ट्रेस्टिङ कुरा त सरकारको शिक्षा मन्त्री बनेकाले अब टियुको प्रो चान्सलर पनि उनी नै हुन्। अब सस्मित शिक्षा मन्त्री भएको दोस्रो दिन नै एसई पछि हुने ब्रिज कोर्सहरूलाई ब्यान्ड गरेर आफ्नो काम सुरु गरिसकेका छन्। त्यसो त सरकारको पहिलो मन्त्री परिषद बैठकले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा शिक्षा क्षेत्रका सुधारका निम्ति पनि केही महत्वपूर्ण बुदाहरू छन्। जस्तै बुदा नम्बर 89 शिक्षा क्षेत्रमा एउटा क्रान्तिकारी परिवर्तनको घोषणा गरिएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा 5 विद्यार्थीलाई आन्तरिक परीक्षा नलिकन उनीहरूको क्लासरुम एक्टिभिटिजको आधारमा मूल्याङ्कन गर्ने भनिएको छ। परीक्षाले उनीहरूलाई मनोवैज्ञानिक असर वा दबाव दिने भएकाले उनीहरूको परीक्षा नलिने भनिएको हो। यो एकदमै राम्रो निर्णय भए पनि यसको फिजिबिलिटीको दृष्टिकोणले हेर्दा टिचरहरूलाई रेगुलर मूल्याङ्कन गर्ने तरिकामा प्रोपर ट्रेनिङ नदिकन यो कदम चाले शिक्षाको गुणस्तर घट्ने खतरा पनि उत्तिकै छ। यस्तै बुदा नम्बर 86 स्कुल र युनिभर्सिटीमा राजनीतिक हस्तक्षेप रोक्न 2 महिनाभित्र दलीय विद्यार्थी संगठन हटाई 3 महिनाभित्र स्टुडेन्ट काउन्सिल स्थापना गर्ने नीति पनि स्वीकृत भएको छ। यो अर्को एकदमै राइट डिसिजन र गर्नै पर्ने कार्य भए पनि वर्षौंदेखि जरा गाडेका राजनीतिक संगठनलाई हटाउन मन्त्री सस्मितलाई एउटा ठूलो प्रशासनिक र राजनीतिक चुनौती पनि हुन्छ। तर यस्तै चुनौतीका बीच पनि आफूलाई महानगरमा पनि प्रमाणित गरिसकेका सस्मितका निम्ति यी काम चुनौती मात्र नभएर इतिहास लेख्ने अवसर पनि बन्न सक्छ। सीतावादी बालेन्द्र शाहको 15 सदस्यीय मन्त्रीमण्डलमा यो पटक 5 महिलाहरूको दरिलो उपस्थिति देखिएको छ। नेपालको इतिहासमा 33% महिला प्रतिनिधित्व सहितको मन्त्रीमण्डल गठन भएको यो नै पहिलो पटक हो। पुरानो परिपाटीलाई तोडेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिड गर्ने जिम्मेवारी यो पटक सीतावादीले पाएकी छिन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गर्दा उनी अलिक भावुक पनि देखिन्। आफूले कहिले मन्त्री बन्छु भनेर नसोचेको र आफ्नो विगत सम्झेर भावुक भएको उनी बताउँछिन्।
3: मैले त अहिलेसम्म पनि यसरी सोचेकै कसरी आज यो बदमासै हुन्छु भनेर चाहिँ मैले अहिलेसम्म सोच्दै नसोचेको कुरा हो. यसरी पार्टीले हुन्छ नि हाम्रो हाम्रो जनताहरूले अवसर दिनुभएको छ, त्यसको लागि चाहिँ त्यो सम्झिएर हुन्छ मेरो

0: हिजो त आफ्नो पास हुन्छ नि त्यो आफ्नो फ्यामिली सम्झेर चाहिँ मलाई अलिकति इमोसनल जस्तो लाग्छ।
1: खासमा उनी बिलङ गर्ने समुदाय सीमान्तकृत र पछाडि परेको दलित समुदाय हो। वादीहरू 14 शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्बा, जाजरकोट र दैलेखमा बसोबास गर्न आइपुगेको बताइन्छ। त्यति बेला उनीहरूको मुख्य पेसा चाडपर्व, विवाह, व्रतबन्ध, भोज भतेर आदि अवसरमा राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु थियो। त्यस बापत बक्सिसमा प्राप्त हुने जग्गा जमिन, घर अनि नगद जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो। राणा शासनको अन्त्यपछि भएको रेडियो, टेप रेकर्डर, सिनेमा आदिको लहरले उनीहरूको त्यो परम्परागत पेसा खोसिन थाल्यो। त्यस्तो अवस्थामा गाउँका सामन्त धनाढ्यहरूलाई वादी महिलाको अस्मितामा खेल्न सजिलो भयो र अन्तत उनीहरू मध्ये केहीले त जीविकाको लागि यौन पेसा अँगाल्न पनि बाध्य भए। वादी बस्तीमा हरेक इन्टेन्सर भएका मानिसहरू पुगेर महिलाहरूमाथि दुर्व्यवहार गर्ने भएकाले महिलाहरू असुरक्षित महसुस गर्थे। तर सीता वादीलाई भने वादी समुदायसँग मात्र जोडेर उनको परिचय निकाल्न मिल्दैन। 30 वर्षीय सीताले पोलिटिकल साइन्समा मास्टर्स गरेकी छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन स्किल बेस्ड ट्रेनिङ जस्ता धेरै ग्रास रुट कार्यक्रमहरूमा काम गरेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित महिला समुदायको समानुपातिक सांसद बनेकी सीता वादी समुदायबाट देशको मन्त्री बन्ने पहिलो व्यक्ति हुन्। अब उनले सम्हालिरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भूमिका नेपालको सोसल कन्स्ट्रक्टमा निकै महत्वपूर्ण छ। देशको जनसंख्याको 51% महिला, 33.8% बाल बालिका, 10.21% ज्येष्ठ नागरिक र 2.2% अपाङ्ग भएका व्यक्तिहरूको हिस्सा यो मन्त्रालयले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो मन्त्री पद केवल एउटा कुर्सी मात्र होइन, यो त समाजको सबैभन्दा पिछडि भएको वर्गको भरोसा हो। अब मन्त्री भएको दिन जब पत्रकारहरूले उनलाई तपाईँको योजनाहरू के छ भनेर सोधे, तब उनले मन्त्री हुने भन्ने त मैले आज बिहान बल्ल थाहा पाएको, योजनाहरू अब टिमसँग सल्लाह गरेर हामी बन्छौँ नि भनिन्।
0: आज भर्खर मात्रै थाहा भएको छ, अब यो काम पनि अब यस्तो यो पद पनि हुन्छ भन्ने पनि थाहा थिएन, मात्रै हुन्छ भन्ने पनि थाहा थिएन। त्यही भएर अब अहिले नै म यो भनेर भन्नुभन्दा पनि अब बिस्तारै हामी टिम मार्फत भएर चाहिँ अब कसरी हुन्छ हामी सबै मिलेर चाहिँ गर्नेछौँ।
1: मै सबै जान्दछु भन्ने अहंकारीहरूको भिडमा टिमसँग डिस्कस गरेर भन्छु भन्नाले मन्त्रीहरूप्रति सम्मान घट्ने भन्दा पनि अझै बढ्दै जान्छ। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको 5 नम्बर बुदामा समाजको सोसल कन्स्ट्रक्टका कारण विभेद र अवसरबाट वञ्चित भएका दलित तथा अल्पसंख्यकहरूलाई राज्यको तर्फबाट औपचारिक रूपमा क्षमा याचना माग्दै, यानि कि सरकारले नै अफिसियली सरी भन्दै सुधार उन्मुख कार्यक्रम घोषणा गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 97 महिलाहरूको सुरक्षित आवत निम्ति निशुल्क ब्लू बस सेवा 7 प्रदेशमा शुरू गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 98 सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षा र लैङ्गिक हिंसा रोक्नका लागि सबै सवारी साधनमा सीसीटीभी र ड्यास क्याम जडान गर्ने तथा राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी प्रहरीसम्म तुरन्तै सूचना पुर्याउने व्यवस्था मिलाउने योजना 30 दिनभित्र कार्यान्वयन गर्ने भनिएको छ। यी सबै कुराहरूको कार्यान्वयन सीतावादीकै नेतृत्वमा यो मन्त्रालयले अरू मन्त्रालयहरूसँग पनि कोअर्डिनेट गरेर गर्नुपर्नेछ। अब मन्त्री हुनु कुनै सक्सेस स्टोरीको अन्त्य नभएर एउटा ठूलो जिम्मेवारीको शुरूआत हो। लाखौं मार्जिनलाइज महिला र बाल बालिकाको आवाज अब उनको डेस्कमा पुगेको छ। समयले नै प्रमाणित गर्छ यो जिम्मेवारी उनको लागि एउटा कार्य दक्षता देखाउने अपर्चुनिटी बन्छ कि प्रशासनिक अल्झन भित्रको एउटा जटिल चुनौती। गणेश पौडेल कास्की निर्वाचन क्षेत्र नम्बर 2 विजय भएका राष्ट्रपाका गणेश पौडेलले विजय हुने बित्तिकै सामाजिक सञ्जालमा अबको 5 वर्ष तपाईँ यानि कि भोटर्सले र आफूले नगर्ने काम भन्दै 13 बुदा सार्वजनिक गरे। हाम्रो समाजको प्राय हरेक सेक्टरमा भित्रसम्मै जरा गाडेर बसेको नेपोटिजम अनि सोर्स फोर्सको थ्रु काम गर्ने गराउने खराब प्रविधिलाई औलाउँदै उनको 13 लिस्टले समग्रमा बोलेको कुरा थियो। पद, शक्ति वा सम्बन्धको दुरुपयोग गरेर कुनै पनि प्रकारको व्यक्तिगत फाइदा, अनियमितता वा गैर कानूनी काममा सहयोग नगर्ने र समानता, पारदर्शिता र न्यायको आधारमा मात्रै काम गर्ने। केही समय यता लेखक, साहित्यकार र अभियन्ताको परिचय बनाएर हिँडेका 46 वर्षीय गणेश पौडेलको खास नाम खड्गराज पौडेल हो। उनले आफ्नो पहिलो नोभल पैतालाबाट नेपाली साहित्यमा राम्रो पहिचान पनि बनाएका छन्। जसरी बालनले पछिल्लो समय आफ्नो ऱ्यापहरूमा सामाजिक अनि राजनीतिक विषयहरूलाई ठाउँ दिँदै आएका थिए अनि ट्रेडिसनल पोलिटिक्सलाई प्रश्न गर्दै आएका थिए, त्यसरी नै वैकल्पिक राजनीतिक धारका समर्थक गणेश पौडेलले पनि आफ्नो साहित्य मार्फत तिनै कुराहरू उठाउँदै आएका थिए। पोखरा महानगरपालिका 14 मजेरी पाटनमा जन्मिएका गणेशले ऱ्यान्डम रिडर सोसाइटी मार्फत पठन संस्कृतिको विकास गर्नेदेखि सरलिज्म लगायतका नयाँ धाराहरूको प्रयोग गर्दै कलम चलाउँछन्। गणेश पौडेल सामाजिक सञ्जालमा पनि निकै एक्टिभ छन् र समाजमा हुने भ्रष्टाचार, अनियमितता, विकृति, विसङ्गति विरुद्ध आवाज पनि उठाउँदै आएका छन्। अङ्ग्रेजी साहित्यमा स्नातक र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका उनीसँग 15 वर्षभन्दा बढीको शिक्षण पेसाको अनुभव छ। नेपालको पर्यटनको राजधानी जसरी हेरिने गरेको पोखराले आफ्नै ठाउँको सांसदलाई पर्यटन मन्त्रीको

82 प्रतिनिधिसभा निर्वाचनमा विचारले जितौं चरित्रले टिकौं जस्ता नारा अघि सारेर विजयी भएका थिए। साहित्यदेखि समसामयिक विषयका गम्भीर बहसमा खुलेर तर्क राख्नेदेखि जस्तो सुकै परिस्थितिलाई पनि खित्का छाडेर हाँसी हाँसी स्वीकार्ने उनको बानीलाई समर्थकहरूले निकै मन पराएका छन्। तर उनको काँधमा आएको जिम्मेवारीलाई अब उनले कसरी स्वीकार्छन् त्यो भने हेर्नै पर्ने हुन्छ। किनकि नेपालको वान अफ द प्रमुख अर्थतन्त्रको मेरुदण्ड भनेकै नेपालको पर्यटन क्षेत्र हो, जसलाई पछिल्लो समय कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र राम्रो योजनाको अभावले शिथिल बनाएको छ। अरबौं लगानीमा बनेका पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको विवाददेखि हिमालय पर्यटनको अव्यवस्थित व्यवस्थापन र बढ्दो फोहोर जस्ता जटिल समस्याको रियालिस्टिक निकास अब उनले दिनुपर्ने हुन्छ। त्यस्तै 2013 AD युरोपियन युनियनले नेपाली वायु सेवालाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था अझै कायम रहेको बेलामा गणेश पौडेलले हाम्रो उडान क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा कसरी प्रश्नको घेराबाट निकाल्छन् त्यो पनि अब उनीमै भर पर्छ। बालेनले चुनाव ताका देश दौडाएको बेलामा उदयपुरलाई बाली जस्तो बनाउन सक्ने कुरा अनि स्विजरल्याण्डको बाउ जसरी बढी बालिकालाई स्थापित गर्ने कुरालाई मृत रूप दिन व्यवस्थित पर्यटन विकासका लागि एक महिनाभित्र कार्ययोजना खाका प्रस्तुत गर्ने जिम्मा पनि अब गणेश पौडेलले नै पाएका छन्। यसका निम्ति सरकारले सार्वजनिक गरेको शासकीय सुधारका निम्ति 100 कार्यसूचीमा केही बुदाहरू छन्। जस्तै बुदा नम्बर 72 उदयपुर, अछाम, बाजुरा, बढीमालिका, अपी हिमाल ट्रेकिङ रूट, दोर्दी हिमाल ट्रेकिङ रूट लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योजना खाका प्रस्तुत गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 73 नेपाललाई आरोग्य पर्यटन यानि कि पूर्व दर्शन, ध्यान, योग, आयुर्वेद लगायतको हब बनाउने र नेपाल वेलनेस इयर 2027 मनाउने भनिएको छ। यी सबै कुराको तयारी र कार्यान्वयन अब गणेश पौडेलकै हातमा छ। गीता चौधरी। चैत्र 12 गतेको सांसदहरूको शपथ ग्रहण समारोहमा एउटा निकै आश्चर्यको दृश्य देख्न पाइयो। परम्परागत वेशभूषामा सजिएर आफ्नो समुदायका संस्कृति र पहिचानको महत्व झल्काउँदै सांसदहरू भेला भएका थिए। त्यो दृश्य सुन्दर रङहरूको मिश्रण इन्द्रेणी भन्दा कम थिएन। तिनै रङहरू मध्ये एक थिइन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी गीता चौधरी। कानुनी तथा सामाजिक सेवा पृष्ठभूमि भएकी गीताको सोही स्वभाव भोलिपल्ट चैत्र 13 गते मन्त्रीको शपथ ग्रहण गर्ने क्रममा पनि पुनः देखिएको थियो। 33 वर्षीय गीता चौधरीलाई कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रालय सुम्पिएको छ। निम्न आय स्रोत भएको थारू कृषक परिवारमा जन्मिएकी गीता चौधरीको व्यक्तिगत जीवनलाई निहाल्दा हामीले केही महिना अगाडि निकालेको पूर्व सांसद शान्ता चौधरीको जीवनमा आधारित यो कमलरी कमैया प्रथाको भिडियोसँग केही कुराहरू मिल्न जान्छ। अब कमैया कमलारी प्रथालाई विस्तृतमा बुझ्नको लागि चाहिँ त्यही भिडियो पक्कै पनि हेर्नुहोला। तर कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 4 असैना घर भएकी गीता चौधरीले कुनै समय थारू समुदायको भित्रसम्म जडा गाडेर बसेको यो प्रथालाई नजिकबाट देखेकी छिन्। थारू समुदायमा कतिपय किशोरीहरू कमलरी बस्न गइरहेको वा बीचमै पढाइ छोड्न बाध्य भएको निकै मजाले अनुभूति गरेकी गीता चौधरी आफै चाहिँ कमलरी बस्न नपरे पनि उनका हजुरबा कमैया बसेका थिए। गीताको परिवारको आर्थिक पाटो निकै नाजुक थियो, तर परिवारमा शिक्षाले भने निकै ठूलो ठाउँ ओगटेको थियो। जसअनुरूप ऋण काटेरै भए पनि गीताले मास्टर्स इन ल सम्मको अध्ययन सम्पन्न गरेकी छिन्। पछिल्लो समय युथ एडभोकेसी नेपालकी संस्थापक हुँदै सामाजिक न्यायको वकालत गर्ने गीताले कञ्चनपुर र आसपासका क्षेत्रमा 150 भन्दा बढी गरिब, दलित तथा सीमान्तकृत नागरिकलाई निशुल्क कानूनी सहायता प्रदान गरेकी छिन्। गीता चौधरीको राजनीतिक सक्रियता 62-63 जनआन्दोलनबाटै सुरु भएको थियो र आफ्नो विद्यार्थी जीवनमा उनी एमाले निकट विद्यार्थी संगठन अनि राष्ट्रव्यूसँग आबद्ध पनि भएकी थिइन्। त्यस्तै 79 निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उम्मेद्वार पनि बनेकी थिइन्। तर उनी चुनावमा जित निकाल्न भने सकिनन्। तर यो पटक राष्ट्रपतिको समानुपातिकबाट गीता चौधरी सांसद मात्र नभएर मन्त्री नै बनेकी छिन्। सड़कमा अधिकारको वकालत गर्दै हिँडेकी गीताको काँधमा अब कृषि क्रान्ति गर्ने र वनसँग सम्बन्धित उद्योगको तीव्र विकास गर्ने जिम्मेवारी आएको छ। सरकारको 100 कार्यसूचीको बुदा नम्बर 90 उल्लेख भए अनुसार प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने, व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने कृषिलाई सोयल हेल्थ कार्ड 3 महिनाभित्र दिने अनि प्रमुख खाद्यान्न कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्याङ्कन सुनिश्चित गर्न उधारो कारोबारमा अधिकतम 25 दिनभित्र अनिवार्य भुक्तानी हुने र यदि समय अवधिभित्र भुक्तानी नभए ब्याज सहित भुक्तानी गर्ने भन्ने व्यवस्थालाई अब कसरी कार्यान्वयन गरिन्छ त्यो हेर्नै पर्ने हुन्छ। देवस कृषि क्रान्तिको सुरुवात यसैबाट हुन सक्छ। वर्तमान बालेनको नेतृत्वमा गठन भएको सरकारले आगामी 5 वर्षभित्र नेपालको अर्थतन्त्रलाई $100 बिलियन पुर्याउने महत्वाकांक्षी लक्ष्य राख्दै गर्दा गीता चौधरीले लिड गरेको वन र कृषि मन्त्रालयले कस्तो रोल प्ले गर्छ त्यो अब बिस्तारै थाहा हुँदै जाने नै छ। निशा मेहता।
प्रधानमन्त्री बालेन्द्र शाह

15 सदस्यीय मन्त्री परिषदमा रहेका 5 महिला मन्त्रीहरू मध्ये निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका पाएकी छिन्। उनले पार्लियामेन्ट्री सर्टिफिकेट पाएपछि भावुक हुँदै भने, यो भारी जिम्मेवारी केवल मेरो व्यक्तिगत सफलता होइन बल्कि समाजसेवा, पेसागत अनुभव र राजनीतिक धैर्यताको संगम हो। तर आखिर उनी को हुन् त? विगत 15 वर्षदेखि नर्सिङ पेसामा आबद्ध भएकी निशा मेहताले इन्डियाबाट नर्सिङमा मास्टर्स गरे पछाडि बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सेस धरानमा 3 काम गरिन्। त्यसपछि उनी अहिले विराटनगरको विराट मेडिकल टिचिङ हस्पिटलमा नर्सिङ पढाउँदै थिइन्। यसरी वार्डमा बिरामीको सेवादेखि हस्पिटल म्यानेजमेन्टसम्मको फ्रन्टलाइन एक्सपिरियन्सले नै सम्भवतः उनलाई स्वास्थ्य मन्त्रालयमा छिर्ने ठाउँ बनाएको हुन सक्छ। यसै अनुरूप स्वास्थ्य क्षेत्रमा भएका ग्याप र मधेसी महिलाको समस्याहरूलाई उनले धेरै नजिकबाट देखेकी छिन्। सुनसरी जिल्ला इन्नरवाकी बासिन्दा निशा राष्ट्रपाको स्थापनासँगै यसको मेम्बर बनेकी थिइन्। पछिल्लो निर्वाचनको प्रतिनिधि सभामा पुग्न नसके पनि यसपालि महिला क्लस्टरबाट उनी समानुपातिक सांसद बने। उनको नियुक्तिको एउटा मुख्य कारण चाहिँ प्रोफेसनल एक्सपर्टिज सँगै मधेसी समुदायको मजबुत प्रतिनिधित्व हुन सक्ने देखिन्छ। सरकारले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा स्वास्थ्य क्षेत्रका सुधारका निम्ति बुदा नम्बर 85 योजनाहरू राखिएको छ, जसमा सबैभन्दा महत्वपूर्ण योजना भनेको चाहिँ विपन्न, असहाय तथा व्यवहारिक बिरामीका निम्ति गभर्नमेन्ट र प्राइभेट हस्पिटलमा कम्तीमा 10% बेड उपलब्ध गराउने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने भनिएको छ। त्यस्तै सुदूरपश्चिम अनि मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाको लागि एयर एम्बुलेन्स स्ट्यान्ड बाई राख्ने भनिएको छ। अनि अबको 3 महिनाभित्र डिजिटल पेसेन्ट रेकर्ड सिस्टम तयार पारी बिरामीको फाइल बोकी धाउने झन्झटलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ। सरकारले इन्टिग्रेटेड सिस्टम ल्याउने भनेको छ, जसबाट नेपालभरिका हस्पिटललाई कम्प्युटरबाट एक अर्कासँग जोडिने भएको छ। यसो गर्दा तपाईँको मेडिकल हिस्ट्री अब जुनसुकै डक्टरले भने तुरन्तै हेर्न मिल्छ। यो निर्णय एकदमै राम्रो देखिए पनि बिरामीका यस्ता गोप्य डेटालाई ह्याकरबाट जोगाउन र साइबर सेक्युरिटी निश्चित गर्नका निम्ति यो योजनाको मुख्य टेक्निकल चुनौती हुने देखिन्छ। अब मन्त्रीको सफल खाएपछि निशा मेहताको यो टिकटक भिडियो भाइरल भएको थियो।

अब यस्तो कुल अनि ग्राउन्ड रियालिटी नै बुझे कि एक नर्सले स्वास्थ्य मन्त्रालयको जिम्मा सम्हाल्नु नेपालको हेल्थ सिस्टमको लागि एउटा नयाँ आशा हुन सक्छ। बाँकी त अब काम हेर्ने हो। बालेन्द्र शाह नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ। 44 वर्ष अगाडि काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्तको रेज्युमे निकै फेसिनेटिङ छ। होटेल म्यानेजमेन्टदेखि डिजे अनि प्रोजेक्ट म्यानेजरदेखि सोसल एक्टिभिस्टसम्म उनले आफूलाई फरक फरक रूपमा राखेर टेस्ट गरेका छन्। ब्याचलर्स डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन पढेका श्रेष्ठले सुरुमा होटल र रेस्टुरेन्ट म्यानेजमेन्ट तथा विभिन्न डेभलपमेन्ट प्रोजेक्टहरूमा काम गरे। पछि 2072 भूकम्प पश्चात उनी सोसल वर्कतिर एक्टिभली लाग्न थाले। त्यसपछि उनैले फोर्स नेपाल स्थापना गरेर वान ट्री माई रेस्पोन्सिबिलिटी जस्ता इन्भाइरोमेन्ट क्याम्पेनहरू लिड गरे, जसले उनको ग्रास रुट इन्गेजमेन्टलाई मजबुत बनायो। राष्ट्रपतिका विराज भक्त श्रेष्ठले 2082 आम निर्वाचनमा काठमाडौँ 8 24,592 मत ल्याई सहज जित हासिल गरे। उनको राजनीतिक यात्रा परम्परागत दलहरूबाट नभएर केही समय अगाडिदेखि मौलाउँदै गरेको अल्टरनेटिभ पोलिटिक्सको आन्दोलनबाट सुरु भएको हो। आजभन्दा 9 वर्ष अगाडि उज्जवल थापाको विवेकशील नेपाली दल, जसले ट्रान्सप्यारेन्सी, गुड गभर्नेन्स अनि एन्टी करप्सन एजेन्डालाई अगाडि बढायो, त्यही धरातलबाट राष्ट्रिय राजनीतिमा उनको उदय भएको थियो। यसरी अल्टरनेटिभ पोलिटिक्स, सिभिक एक्टिभिजम र संसदीय भूमिकाद्वारा पहिचान कमाएका श्रेष्ठ 2074 समानुपातिक मेम्बर भएर बागमती प्रदेशसभा पुगेका थिए। त्यसै गरी 79 चुनावमा पनि काठमाडौँ 8 विजय भएर राष्ट्रसभाबाटै उनी प्रतिनिधि सभा सदस्य भएका थिए। 2080 माओवादीसँगको गठबन्धन सरकारमा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा राष्ट्रसभा पनि सरकारमा गएको थियो, जहाँ विराज भक्त युवा तथा खेलकुद मन्त्री बनेका थिए, तर जम्मा 4 महिना 10 दिनको छोटो समयका लागि मात्र। अब त्यो छोटो कार्यकालमा उनको नेतृत्वमा ठूलो परिवर्तन त देखिएन, तर स्पोर्ट्स इन्फ्रास्ट्रक्चर, इन्फ्रा सुधार र पेरिस ओलम्पिक तयारी जस्ता मुद्दाहरूमा छलफल र सक्रियता बढेको देखियो। अब स्पोर्ट्स मिनिस्ट्रीबाट सिधै ऊर्जा मन्त्रालय, यो एकदमै ठूलो सिफ्ट हो। खासमा यो मन्त्रालयमा सागर ढकालको चर्चा थियो, तर विराज भक्त नै मन्त्री भएपछि सागर ढकालले पनि विराज भक्तलाई भेटेर आफूले जानेको कुरा सक्दो सहयोग गर्ने भनेका छन्। उनले लेखेका छन्, देश कायापलट हुनुभन्दा अघि ऊर्जाको जग बलियो हुनुपर्छ, चाहे त्यो चीन होस् वा परिवर्तन हुँदै गरेको इथियोपिया। ऊर्जा तथा जलस्रोत मन्त्रालयले पुरै देशको कायापलट गर्न सक्छ। म आफै बन्छु वा बन्दिन त्यो ठूलो कुरा होइन, तर देश बन्नुपर्छ। आज करिब 2 घण्टा मेरो लामो समयदेखिको साथी विराज दाईलाई आफूले जानेको कुरा राखेँ र सकेको सहयोग गर्नेछु। राजनीतिमा यस अगाडिदेखि नै अहंकार र घमण्डलाई साइडमा राखी एकअर्कालाई सहयोग गर्छौं भन्ने प्रतिबद्धता जनाउनु एकदमै नयाँ प्रयास हो। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा विराज भक्त श्रेष्ठको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका निम्ति बुदा नम्बर 74 केही कुराहरू उल्लेख गरिएको छ। जस्तै 1 महिनाभित्र इनर्जी एक्सपोर्ट स्ट्राटेजी फाइनलाइज गर्ने, 180 डेज मेन्डेटभित्र पेन्डिङ विद्युत खरिद सम्झौता पीपीए तथा लाइसेन्सिङको बोटल नेकलाई एड्रेस गर्ने, विद्युत निर्यातलाई पिक टाइम प्राइजिङमा केसमा फोकस गर्ने, नेपाल विद्युत प्राधिकरणको स्ट्रक्चरल रिफर्म रोडम्याप लागू गर्ने र ऊर्जामा क्यापिटल इन्फ्लो बढाउन मल्टी डाइमेन्सनल फाइनेन्सियल स्ट्रक्चरको आधार तयार गरी यो सेक्टरलाई इकोनोमिक ब्याकबोनको रूपमा विकास गर्ने भनिएको छ। त्यस्तै गरी बुदा नम्बर 75 खानेपानी र सरसफाई क्षेत्रभित्र विभिन्न निकायहरू बीच समन्वयको कमी छ, जसलाई सुधार्न प्रधानमन्त्री र मन्त्री परिषदको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभागलाई सम्मिलित गरेर एकीकृत संरचना बनाउने योजना राखिएको छ। यसको लागि एक उच्च स्तरीय एकीकृत खानेपानी समन्वय टास्क फोर्स गठन गर्ने भनिएको छ। त्यस्तै पोखरा स्थित फेवाताल नजिकको अतिक्रमण हटाउने र शहरी विकास विधेयक र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक सदनमा पेश गर्ने भनिएको छ। अब परम्परागत राजनीति भन्दा फरक पृष्ठभूमिबाट आएका विराज भक्तको फरक दृष्टिकोणले नेपालको ऊर्जा क्षेत्रमा कस्तो इम्प्याक्ट पर्छ त्यो भने प्रतीक्षाको विषय नै भनेको छ। दीपक कुमार शाह, श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय। हरेक दिन 2,000+ युवाहरू विदेशतिर मोडिने हाम्रो देशमा यो मन्त्रालय भनेको केवल एउटा कार्यालय मात्र होइन, यो हजारौंको भविष्यसँग जोडिएको ठाउँ हो। र आज यही महत्वपूर्ण मन्त्रालयको कमाण्ड सम्हाल्न आइपुगेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका 34 वर्षीय नेता दीपक कुमार शाह। महोत्तरी 2 विजयी भएका दीपक कुमार शाहले
19 पटक मन्त्री बनेका शरद सिंह भण्डारीलाई झन्नै 3 गुणा मतान्तरले पराजित गरेका थिए। उनको ब्याकग्राउन्ड हेर्ने हो भने उनको एक्सपर्टिज खासमा पब्लिक हेल्थको क्षेत्रमा देखिन्छ। उनले त्रिभुवन युनिभर्सिटीको इन्स्टिट्युट अफ मेडिसिनबाट ब्याचलर्स अफ अप्टोमेट्रीमा स्नातक गरेका छन्। त्यसपछि बेलायतको सरकारले कम्पिटिसनको आधारमा प्रदान गर्ने चिम्निङ स्कलरसिप पाएर उनी मास्टर्स गर्न युके गएका थिए। बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनबाट गत साल मात्र पब्लिक हेल्थमा मास्टर्स गरेका उनी नेपाल फर्किएका थिए। यही बीचमा उनले वर्ल्ड हेल्थ अर्गनाइजेसन WHO र FHI 360 जस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर नेपालका निम्ति काम पनि गरेका छन्। अब यसरी पब्लिक हेल्थको पृष्ठभूमिबाट भएकाले श्रम नीति, विदेशी रोजगार, द्विपक्षीय सम्झौता जस्ता क्षेत्रमा उनको पूर्व संलग्नता खासै देखिँदैन। तर महत्वपूर्ण पक्ष चाहिँ के छ भने दीपक कुमार साथ त्यही महतरी 2 आएका छन् जहाँको घर घरबाट युवाहरू रोजगारीको लागि विदेश हिँड्नुपर्ने बाध्यता छ। महतरी, सर्लाही र रौतहट जस्ता जिल्लाहरूबाट नै नेपालको सबैभन्दा ठूलो संख्यामा युवाहरू खाडी जान्छन् अनि कति त बाकासँगै फर्किन्छन्। सो यो हिसाबमा शाहको नियुक्ति सिम्बोलिक रूपमा निकै बलियो छ। उनलाई आफ्नो समुदायको त्यो पीडा मजाले थाहा छ। तर चुनौती पनि कम छैन। लेबर एडमिनिस्ट्रेसन एक्सपर्ट पूर्ण चन्द्र भट्टराईका अनुसार हामीसँग पोलिसी र प्लानको कमी छैन, असली परीक्षा त्यसको कार्यान्वयनमा हुन्छ। मन्त्रालय सम्हालेकै दिनदेखि दीपक कुमार शाहले सक्रिय रूपमा काम सुरु गरेका छन्। श्रम मन्त्रालयले विदेशी रोजगार विभागलाई टोकन सिस्टम ब्यान्ड गरेर सेम डे लेबर एप्रुभल दिने निर्देशन दिएको छ। अर्थात् आवेदन गरेको दिन नै श्रम पास जारी हुने व्यवस्था लागू भएको छ। साथै मिनिस्टर शाहले प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङको पाठ्यक्रममा आधारित अडियो भिजुअल सामग्री तयार गरी डिजिटल रूपमा विदेश जाने कर्मीहरूलाई उपलब्ध गर्ने निर्देशन पनि दिइसकेका छन्। यसै गरी अब सबै प्रवासी कर्मीहरूलाई कन्ट्रिब्युसन बेस्ड सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा नामबद्ध गर्ने कठोर नीति पनि लागू गर्ने घोषणा गरिएको छ। त्यस्तै सरकारको नवघोषित 100 बुँदे कार्यसूचीको 6 नम्बरमा विक्रमसम्म 2082 जिएनजी आन्दोलनमा पारिएका शहीद परिवार र घाइतेहरूलाई उनीहरूको योग्यता अनुसार 100 दिनभित्र रोजगारी, सिप र मनोवैज्ञानिक सहायता सहितको पुनर्स्थापना प्याकेज दिने नीति सार्वजनिक गरिएको छ। त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गतको CTBT, मिनिस्ट्री अफ लेबर इम्प्लोइमेन्ट एन्ड सोसल सेक्युरिटी अन्तर्गतको सिप विकास संस्था र उद्योग मन्त्रालयको व्यवसाय विकास संस्थानलाई इन्टिग्रेट गरी 60 दिनभित्र रोजगार सेवा केन्द्रहरूलाई रोजगार, सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गर्ने योजना पनि राखिएको छ। यो चिजमा पनि उनले नै कोअर्डिनेट गर्नुपर्ने हुन्छ। त्यस्तै अहिले मिडल इस्टमा भइरहेको वारका कारण हाम्रा नेपाली दाजुभाइहरूको जीवधनको सुरक्षा गर्नेदेखि उनीहरूलाई नेपालमा ल्याउनु परेको खण्डमा उनीहरूका निम्ति रिहेबिलिटेसन प्याकेज ल्याउने सम्मका कामहरू पनि अब अन्य

मन्त्रालयहरूसँग कोअर्डिनेट गरेर मन्त्रीशाले नै गर्नुपर्ने हुन्छ। विदेश पठाइदिने नाममा हुने ठगीदेखि सिप विकासका कार्यक्रमहरू उनकै मन्त्रालयभित्र पर्छन्। तसर्थ यी सबैको काममा शाहको भूमिका के रहन्छ त्यो समयले नै देखाउँछ। तर तुरुन्तै चाहिँ मन्त्रीशाले आफूमाथि लागेका यस्ता आरोपहरूको खण्डन गर्नुपर्ने भएको छ। शिशिर खनाल, बालेन्द्र शाह नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेका शिशिर खनाल 3 वर्ष अगाडि शिक्षा मन्त्री थिए। यसअघिको निर्वाचनमा पनि काठमाडौँ 6 विजयी भएका शिशिर खनाल माघ 3, 2079 पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रासोपा पनि सामेल हुँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। तर रासोपा अध्यक्ष रवि लामिछानेको नागरिकता विवादपछि उत्पन्न भएको राजनीतिक अस्थिरताले गर्दा माघ 22 रासोपाका सबै मन्त्रीहरूले राजीनामा दिन्छन्, जसले गर्दा पद सम्हालेको केवल 19 दिनमै खनालले पनि मन्त्री पद छाड्नु परेको थियो। यो चुनावमा पनि काठमाडौँ 6 विजयी भएका खनालले यो पटक अझ महत्वपूर्ण जिम्मेवारी बोकी परराष्ट्र मन्त्रीको रूपमा फर्किएका छन्। शिशिर खनालले त्रिचन्द्र क्याम्पसमा इन्टरमिडिएटको पढाइ सकेर अमेरिकाको युनिभर्सिटी अफ विन्स काउन्सिल म्याडिसनबाट पब्लिक एफेयर्समा मास्टर्स गरेका छन्। साथसाथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको इन्टरनेसनल डिपार्टमेन्टको हेड पनि हुन्। त्यही अनुभवले नै उनलाई बालेन शाहको क्याबिनेटमा ग्लोबल एफेयर्स सम्हाल्ने मौका दिएको हुन सक्छ। पद ग्रहण पश्चात शिशिर खनालले मिडल इस्टमा भइरहेको युद्धको कारण प्रभावित भएका नेपालीहरूको सुरक्षा उनको पहिलो प्राथमिकता हुने बताएका छन्। अब उनको कूटनीतिक तरिका कतिको कुशल छ त्यसको टेस्ट अहिले नै हुने देखिएको छ। सैबुद्धे कार्यसूचीमा परराष्ट्र मन्त्रालयले 2 डेडलाइन भित्र महत्वपूर्ण काम गर्नुपर्नेछ। पहिलो 7 दिन भित्र मिडल इस्टको संकटले नेपालको इकोनोमी र कामदारलाई पार्ने असर बारे डिटेल रिपोर्ट तयार पार्नुपर्ने र यो वारको असर नेपाल र नेपालीमा सकेसम्म कम पर्ने गरी सर्ट टर्म, मिड टर्म र लङ टर्म समाधानको उपायहरू खोज्नुपर्ने, अनि दोस्रो 30 दिन भित्र अन्तर्राष्ट्रिय संकटसँग लड्न एक मजबुत क्राइसिस म्यानेजमेन्ट नीति र रणनीति तयार गर्नुपर्ने। अब नेपाल जियो पोलिटिकली सेन्सिटिभ लोकेसनमा छ। जियो पोलिटिकली नेपाल जस्ता देशहरूलाई विश्वमा स्मल स्टेट भनिन्छ, त्यसैले यस्ता राष्ट्रहरूको चुनौती र अवसर दुवै हुन्छन्। सबैभन्दा ठूलो चुनौती भनेको भू राजनीतिक दबाव हो। भारत चीन जस्ता ठूला शक्तिशाली देशहरूको बीचको सन्तुलन कायम गर्नुपर्ने अवस्था, त्यस्तै पश्चिमी देशको प्रभाव पनि बढ्दो छ, जसले विकासमा अवसर ल्याए पनि कहिलेकाहीँ नीतिगत निर्भरता र सांस्कृतिक प्रभावको चुनौती पनि सिर्जना गर्छ। आर्थिक रूपमा सीमित उद्योग, वैदेशिक रोजगारीमा निर्भरता र ग्रान्ट्सहरूमा भर पर्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउन सक्छ, तर यही कुराहरू अवसर पनि बन्न सक्छ। नेपालले आफ्नो भौगोलिक अवस्थालाई ब्रिज इकोनोमीको रूपमा प्रयोग गर्दै भारत र चीन बीच ट्रान्जिट र व्यापार अप बन्न सक्छ। निज डिप्लोमेसी मार्फत नेपालले आफ्नै विशिष्ट पहिचान, जस्तै शान्ति प्रक्रिया, जलवायु परिवर्तन अथवा एभरेस्ट र बुद्धभूमि जस्ता चीजहरूलाई विश्व मञ्चमा बलियो रूपमा प्रस्तुत गर्न सक्छ। साथै ग्रान्ट्स र अन्तर्राष्ट्रिय सहयोगलाई पनि रणनीतिक प्रयोग गरियो भने पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो फाइदा हुन सक्छ। त्यसैले छिमेकी राष्ट्रहरूसँगको इकोनोमिक डिप्लोमेसीदेखि लिएर गल्फको क्राइसिस म्यानेजमेन्टसम्म शिशिर खनालको जिम्मेवारी धेरै ठूलो छ। अन्तर्राष्ट्रिय जगतमा पुरै नेपालको छविलाई उनैले लिड गर्नुपर्नेछ। अब हेरौँ उनको पर्फर्मेन्स कस्तो रहला त। सुनिल लम्साल, सुनिल लम्साल र बालेनको ब्रोमान्स त हामीले यस अगाडिको भिडियोमा थोर बहुत देखाइ नै हाल्यौं। इन्डियामा मास्टर्स इन स्ट्रक्चरल इन्जिनियरिङ गर्दै गर्दादेखिका साथी हुन् सुनिल र बालेन। उनीहरूको दुवैको एकाडेमिक स्टाटस पनि उस्तै छ। बालेन जस्तै सुनिलले पनि एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ गरेका छन् र अहिले काठमाडौँ युनिभर्सिटीमा सोलिड वेस्ट म्यानेजमेन्टमा पीएचडी पनि गर्दैछन्। 35 इन्जिनियर सुनिल लम्सालको इन्स्टाग्राम प्रोफाइलको हाइलाइट हेर्ने हो भने यस्ता इन्जिनियरिङसँग सम्बन्धित इक्वेसन्स र फर्मुलाहरू भेटिन्छन्। हाम्रो देशको मन्त्रीमण्डलमा मन्त्रालयसँग सम्बन्धित एक्सपर्ट्सहरूले मन्त्रालयको लिड बिरलै गरेको पाइन्छ। वर्षौंदेखिको यही ग्याप फिल गर्दै स्ट्रक्चरल इन्जिनियर सुनिल लम्सालले बालेन नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको लिड गर्ने मौका पाएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मिएका अनि पछिल्लो 2 दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा रहेका सुनिलले भैरवाको गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट, पोखराको इन्टरनेसनल एयरपोर्ट अनि विराटनगर एयरपोर्ट जस्ता राष्ट्रिय स्तरका प्रोजेक्टहरूमा काम गरिसकेका छन्। हिस्टोरिकल सिंहदरबारको रिकन्स्ट्रक्सन गर्ने प्रोजेक्टमा पनि सुनिलको डाइरेक्ट इन्भल्भमेन्ट थियो। त्यस्तै बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सुनिल पूर्वाधार एवं वातावरण विज्ञका रूपमा बालेनसँगै कार्यरत पनि थिए। सोही क्रममा एकपटक बालेनले सुनिल लम्सालाई धन्यवाद दिँदै कपनको खोला खोल्न एकदमै प्रमुख भूमिका निभाउने इन्जिनियर सुनिल लम्सालाई धन्यवाद भनेर पोस्ट पनि गरेका थिए। अब इन्डियाको निड मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीमा बालेनसँगै भेट भएदेखि सुनिल र बालेन सँगसँगै जस्तै नै छन्। महानगरपालिकासँग मिलेर काम गर्ने दौरानमा नै सुनिललाई स्थानीय सरकारको राम्रो एक्सपोजर मिलेको थियो। उनले नेपालको पोलिटिक्सलाई मजाले अनुभव गर्ने मौका पाएका थिए। तर उनको राजनीति प्रति चासो र झुकाव भने बालेनसँग भेट हुनुभन्दा अगाडिदेखि नै थियो। लुम्बिनी इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ गर्दै गर्दा उनले एमालेको विद्यार्थी संगठन अन्तर्राष्ट्रिय व्यूमा निकै एक्टिभ भएर काम गरेका थिए। तर जे होस्, अहिले राष्ट्रपाको महामन्त्री र भौतिक पूर्वाधार मन्त्रालय लिड गर्ने मौका पाएका सुनिल लम्सालको काँधमा

0: जिम्मेवारी छ। डेभलपमेन्ट फोकस मन्त्रालयहरू मध्ये भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा धेरै नेसनल बजेट पाउने गरेको अवस्थामा वर्षौंदेखि अलपत्र परेका रोड अनि पुल जस्ता पूर्वाधारहरूलाई समयमै सक्नेदेखि ट्रान्सपोर्ट सेक्टरमा हुने गरेको सिन्डिकेटलाई अन्त्य गर्दै सार्वजनिक यातायातमा सर्वसाधारणले खेप्नु परेको शास्ति, रोड एक्सिडेन्ट्सहरू मिनिमाइज गर्ने लगायतका कैयौं च्यालेन्जेसहरू उनले अब फेस गर्नुपर्ने हुन्छ र निकास दिनुपर्ने हुन्छ। हाई एक्सपेक्टेसन राखेर हेरिएका सुनिल लम्सालले महानगरपालिकामा हुँदा ब्यालेन्ससँग मिलेर गर्न खोजेको सोलिड वेस्ट म्यानेजमेन्ट र स्मार्ट सिटी जस्ता परियोजनाहरूलाई पनि अब उनले कसरी अगाडि बढाउँछन् त्यो पनि हेर्न सबैजना उत्सुक छौं, किनभने ब्यालेन्स सरकारले सार्वजनिक गरेको 100 कार्यसूचीको 77 नम्बरको बुदाले शहरी विकास विधेयक र फोहोर मैला व्यवस्था सम्बन्धी विधेयक 2 महिनाभित्र मन्त्री परिषद समक्ष पेश गर्नुपर्ने भनेर भनेको छ।
1: सुदन गुरुङ,
0: यो भिडियो सुदन गुरुङले राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पदको शपथ गर्ने पछाडि सिंहदरबार प्रस्थान गर्नु अगाडिको हो। गाडी रोकेर सुदन समर्थकहरूलाई हात जोडेर नमस्कार गर्दैछन् अनि यताबाट समर्थकहरूले चाहिँ भ्रष्टाचारीहरूलाई जेल हाल भन्दै विश्वप्लक सुदन भन्दैछन्। जेजी आन्दोलनको प्रमुख माग मध्ये भ्रष्टाचार रहित प्रणाली र सुशासनको कार्यान्वयन गर्ने बालिन नेतृत्वको सरकारले सुदन गुरुङलाई आफ्नो प्रमुख हतियारको रूपमा अघि सार्दै गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो। सायद गृह मन्त्रीमा सुदन गुरुङको नियुक्ति हुन्छ भन्ने कसैले पनि आकलन गरेकै थिएनन् होला। उनी गृह मन्त्री बन्ने भनेर घोषणा भएपछि एकछिन त उनी मिमकै पात्र बने, उनका पुराना भिडियोजहरू सहित यस्तो मान्छेलाई गृह मन्त्री बनाउने हो भन्न थालियो। तर यो सिलसिला 24 घण्टा पनि टिकेन। नायक फिल्मको शैलीमा 24 घण्टा नबित्दै सुदन गुरुङकै नेतृत्वमा भाद्र 23 र 24 दुई मुख्य आरोपीहरू पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुलिसले पक्राउ गर्यो। सुदनको कामको यो त केवल शुरूआत मात्र थियो, त्यस पछाडि हरेक दिन नै नेपाल प्रहरीले कोही न कोही हाई प्रोफाइललाई समातिरहेको छ। एमालेकी प्रदेश सांसद रेखा शर्मा, पूर्व ऊर्जा मन्त्री कंग्रेसका दीपक खड्का अनि जेएनजी आन्दोलनकै क्रममा रहेका काठमाडौँका सिडिओलाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अब आजभन्दा 6 महिना अघिसम्म सुदन गुरुङ केवल एउटा सोसल एक्टिभिस्ट मात्र थिए। कुनै समय इभेन्ट म्यानेजमेन्ट गर्ने अनि डिजेको रूपमा पनि काम गर्ने सुदन 2072 सालको भूकम्प पछाडि निरन्तर सामाजिक कार्यमा व्यस्त भए। कहिले भूकम्प पीडितलाई राहत वितरण गर्ने अनि कहिले कोविड क्राइसिसको बेला अक्सिजन सिलिन्डर अनि भ्याक्सिन डेलिभर गर्ने। सुदन अग्रपन्थीमै रहेर मानवीय कार्यमा लडि नै रहे। सोही कार्यलाई निरन्तरता दिँदै सुदन र उनको हामी नेपाल टिम भाद्र 23 गतेको जेएनजी आन्दोलनमा भोलिन्टियरको रूपमा माइतीघर पुगेको थियो र यहीबाट सुदन गुरुङको जीवनले कहिले पनि नसोचेको मोड लिन पुग्यो। सामाजिक अभियन्ताबाट सुदन त्यसपछि प्रतिनिधि सभाको उम्मेद्वार नै बन्छन् र गोर्खा एकबाट भारी मतदानले विजयी हुन्छन्। खासमा जेएनजी आन्दोलनपछि आन्दोलनको लिडरको भ्याकुम देखिएर आन्दोलनको अस्तित्व नै मेटाउन खोज्ने कार्य हुँदै गर्दा आन्दोलनको मर्मलाई जीवित राख्दै अन्तिमसम्म कहिले सेनापति त कहिले राष्ट्रपतिलाई निकास दिनका निम्ति दबाब दिइरहने सुदन नै थिए। अनि यता निर्वाचन अघिसम्मै रवि बालेन अनि कुलमानलाई जसरी पनि मिलाउनु पर्छ, नयाँ शक्तिहरू एक ठाउँ आउनु पर्छ भन्दै अन्तिमसम्म लागि पर्ने पनि सुदन नै थिए। यसरी कोही पनि भ्रष्टाचारीलाई छोड्दिन, गोली हान्ने जति कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन भन्ने सुदन गुरुङ अब छोड्ने कि नछोड्ने निर्णय गर्ने ठाउँमा आफै पुगेका छन् र यही कुराको झल्को गृहमन्त्री भएको दिनबाट नै दिन पनि थालेका छन्। अब सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गतको 43 नम्बरको बुदामा उल्लेख भए अनुसार दुईटा चरणमा 48 सालदेखि अहिलेसम्म सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने कुरा सुदन गुरुङको लिडरसिपमा कसरी अगाडि बढ्छ त्यो हेर्नै पर्ने हुन्छ। अनि त्यसलाई पनि यो 100 कार्यसूचीमा परेका धेरै जसो काम चाहिँ गृह मन्त्रालय अन्तर्गत नै पर्ने भएकाले सायद यो 3 मिनटको उनको इन्ट्रोडक्सन भिडियो सुदनका निम्ति छोटो हुन सक्छ। त्यसैले हामी सुदन गुरुङको डिजेदेखि मन्त्रीसम्मको यात्रा र अब उनले गर्नै पर्ने कामहरू बारेमा एउटा अझै अर्को डिटेल भिडियो बनाउने नै छौ, प्रतीक्षा गर्नुहोला।
1: सोभिता गौतम,
0: बालेन्साको क्याबिनेटमा कानून, न्याय र संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेकी सोभिता गौतम अहिले मात्र 30 वर्ष पुगिन्। 17 जुन 1995 दोलखाको तामाकुसी गाउँपालिकामा जन्मेकी सोभिता पहाड़को बिजुली नपुगेको ठाउँबाट आफ्नो यात्रा सुरु गर्दै आज कानूनको नीति नियम बनाउने कानून मन्त्रालय लिड गर्ने ठाउँमा पुगेकी छिन्। यो निर्वाचनमा भरतपुरकी पूर्व मेयर रेणु दाहाललाई चितवन 3 भारी मतले पराजित गर्दै सोभिताले आफ्नो दोस्रो संसदीय कार्यकाल सुरु गरेकी हुन्। 2079 निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 2 मात्र 27 वर्षको उमेरमा जितेर उनी प्रत्यक्ष निर्वाचनबाट जित्ने सबैभन्दा कम उमेरकी संघीय सांसद बनेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एकदमै प्रभावकारी सांसदको रूपमा छवि बनाएकी सुविधाले कन्स्टिट्युसनल काउन्सिल एक्ट, एन्टी करप्सन एक्ट, भूमि सुधारको विषय लगायत शिक्षा, स्वास्थ्य र नागरिक उद्योग क्षेत्रका अनेक मुद्दाहरू उठाएकी थिइन् अनि सबै

0: का बीचमा आफ्नो पढाइ पनि कन्टिन्यू गर्दै थिइन्। त्रिभुवन युनिभर्सिटीको नेसनल कलेजबाट बिए एलएलबी पुरा गरेकी सुविता अहिले इन्टरनेसनल लमा एलएलएम पर्स्यु गर्दै छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार नामको स्वास्थ्य सम्बन्धी कार्यक्रम 4 वर्षसम्म होस्ट गरेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एमपी हुँदा सुवेदाले आफ्नो छवि राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुर्याउन सफल भएकी थिइन्। 2023 ग्लोबल प्लेटफर्म वान यङ वर्ल्डबाट पोलिटिसियन अफ द इयरमा परेकी सुविधा 2025 इन्टर पार्लियामेन्ट्री युनियन आइपियूको 150 सभामा स्वास्थ्य समितिको सदस्यको रूपमा निर्वाचित पनि भएकी थिइन्। अब यो मन्त्री परिषदको पहिलो बैठकले पास गरेको 100 कार्यसूचीमा सुविधाको माता हातमा पर्ने थुप्रै जिम्मेवारीहरू छन्। सम्पत्ति छानबिन, भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना लगायत भ्रष्टाचार नियन्त्रणको कानूनी पक्षको सबै जिम्मा सुविधाकै माता हातमा पर्छन्। त्यस्तै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन कानूनी व्यवस्था, संघीय निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने, सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक 60 दिनभित्र तर्जुमा गर्ने अनि सार्वजनिक खरिद ऐन 30 दिनभित्र संशोधन गर्ने लगायतका कुराहरू कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत नै पर्छन्। अब यो सबै बीच कानून मन्त्रालयको पदभार ग्रहण गरेपछि सुविताले पछिल्लो समय बढ्दै गइरहेको बलात्कार अनि त्यसपछि हुने हत्या, यौन हिंसा र बच्चाहरूमाथि अपराध जस्ता गम्भीर मुद्दाहरू कानूनी दृष्टिकोणबाट कसरी समाधान गर्न सकिन्छ र अपराधीहरूलाई उचित सजाय अनि पीडितलाई चाहिने न्याय कसरी दिन सकिन्छ भन्ने कुरालाई आफूले प्राथमिकतामा राखेको कुरा सार्वजनिक गरेकी थिइन्। अब दोलखाको पहाड़बाट नेपाल टेलिभिजन, नेसनल कलेजबाट सांसद र अहिले चितवनबाट सिंहदरबार, सुविताको यो यात्रा अब परीक्षाको असली चरणमा प्रवेश गरेको छ। प्रतिभा रावल 32 वर्षीय प्रतिभा रावललाई बालेन सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय सुम्पिएको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका 6 ऐठपुरमा जन्मिएकी प्रतिभाले 5 वर्षको कलिलो उमेरमै बुबालाई गुमाएपछि निकै दुःख, मेहनत र संघर्ष गरेर पढ्ने लेख्ने मौका पाएकी थिइन्। सोही मेहनतलाई यथावत राख्दै उनले साउथ एसियाकै प्रतिष्ठित एजियन कलेज अफ जर्नालिज्मबाट पोस्ट ग्रेजुएट डिग्री पूरा गरिन्। राजनीतिमा होमिनु अघि प्रतिभा रावलको 1 दशक लामो पहिचान जर्नालिज्मसँग जोडिएको थियो। साउथ एसिया चेक, रिपब्लिका डेली र ग्यालेक्सी फोके टेलिभिजन जस्ता प्रतिष्ठित संचार माध्यममा उनले काम गरेकी छिन्। ग्यालेक्सी फोकेमा भने उनी रमेश प्रसाईले चलाउने गरेको सो लाल मोहरको प्रोड्युसर छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएबाट नै पार्टीमा सक्रिय प्रतिभाले पार्टी सभापति रवि लामिछाने योभन्दा अघिल्लो पटक होम मिनिस्टर भएको बेला उनको सचिवालयमा बसेर काम गरेकी थिइन्। रवि लामिछानेले उनलाई पर्दा पछिको योद्धा भनेर सम्बोधन नै गरेका थिए। अब अहिले तिनै योद्धा प्रतिभा रावलको काँधमा देशको समग्र निजामती कर्मचारीको व्यवस्थापन र संघीय, प्रदेशीय र स्थानीय गरी तिनै तहका सरकार बीचको समन्वयनको जिम्मेवारी छ। सामान्य प्रशासन मन्त्रालय भनेको सरकारी कर्मचारीको नियुक्ति, स्थानान्तरण र अनुशासनात्मक कारवाही सम्हाल्ने केन्द्रीय निकाय हो। अर्थात् पुरै ब्युरोक्रेसीको डिरेक्सन नै यही मन्त्रालयबाट निर्धारित हुन्छ। देशमा संघीय प्रणाली लागू भएको लगभग 1 दशक बितिसक्यो, तर अझै पनि नागरिक केन्द्रित प्रशासन मजबुत नभएको बेलामा प्रतिभा रावलको नेतृत्वमाथि विभिन्न तहका सरकार बीचको समन्वय र सार्वजनिक सेवाको स्पष्ट फ्लो प्रदान गर्नुपर्ने च्यालेन्ज छ। अर्को भाषामा भन्ने हो भने बालेन नेतृत्वको सरकारमा ब्युरोक्रेसीले कस्तो पर्फर्म गर्छ, केही हदसम्म त्यो प्रतिभा रावलकै हातमा छ। सरकारको नयाँ कार्यसूची अनुसार बुदा नम्बर 12 प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने भनेर भनिएको छ। अर्थात् दलगत दबाव हटाउने, दलीय ट्रेड युनियनहरू खारेज गर्ने र अनुशासन उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने। अब यसको लागि कानूनी पक्ष, संघीय निजामती सेवा विधेयक कानून मन्त्रालयको तर्फबाट आए तापनि नेतृत्व भने प्रतिभा रावलले नै गर्नुपर्ने हुन्छ। त्यस्तै बुदा नम्बर 91 भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूको समस्या समाधान गर्न डिजिटल रेकर्ड तयार गर्ने नीति प्रस्ताव गरिएको छ। यस अन्तर्गत 60 दिनभित्र दर्ता संग्रह र प्रमाणीकरण गर्ने र लगभग 1000 दिनभित्र समग्र समस्या समाधान गर्ने टाइमलाइन छ। त्यस्तै बुदा नम्बर 99 100 दिनभित्र सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने भनिएको छ। यस्ता सहकारीसँग सम्बन्धित विषयहरू पनि अब उनकै माता हातमा छ। रावल पार्टीभित्र विनम्र तर तर्कपूर्ण भनेर चिनिन्छन्। आफ्नो पहिलो नै संसदीय यात्रामा मन्त्री पनि भनेकी छिन्। अब पार्टीभित्रको उनको यो छवि मन्त्रीमण्डलमा पनि कायम हुन्छ कि हुँदैन, त्यो चाहिँ समयले नै बताउनेछ। आजभन्दा 3 महिना अगाडि पार्टी समायोजन सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोडिम वाग्लेलाई आगामी वर्षको बजेट यसै गर्नुहोस् डाक्टर साहब भनेका थिए।
1: र जुन उत्साहका साथ आज देशभर र विदेशमा उपस्थित रहेका नेपालीहरूले जुन अन्दाज राजोपाको यो विस्तारलाई लिएर

0: जुन उत्साह देखाउनु भएको छ यो उत्साहलाई हेरेर म यति चाहिँ भन्न सक्छु, डाक्टर सोनी मोहन यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्।
1: निर्वाचन अघि नै भनिएको यो कुरा नभन्दै सही साबित भयो र अर्थमन्त्रीमा दिनै सोडेमार्गलेको नियुक्ति पनि भयो। बालनको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा कसले कुन मन्त्रालय लिड गर्छ भन्ने बारे अन्यल भइरहँदा सायद अर्थ मन्त्रालय एकमात्र यस्तो मन्त्रालय थियो जसको अनुमान सबैले लगाइसकेका थिए। लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर्स र हार्वर्डबाट मास्टर्स अनि अस्ट्रेलियन युनिभर्सिटीबाट इकोनोमिक्समा पिएचडी गरेका सोडेमार्गलेको अर्थतन्त्रमा चर्चा धेरै पहिलाबाट थियो। वासिङटन डिसीको वर्ल्ड ब्याङ्कमा सिनियर इकोनोमिस्ट रहेर डाक्टर वाग्लेसँग विश्वका 20 धेरै देशको आर्थिक नीति बनाउने 15 वर्षको अनुभव छ। 2072 भूकम्पपछि डाक्टर वाग्लेले पीडीएनए यानि कि पोस्ट डिजास्टर निड्स एसेसमेन्टको को लिड गरे।
2: And the earthquake hit. Did you remember the devastating earthquake? So that's when I was able to really test my own skills and networks and talent and what I could contribute to the country. I'm very proud of that time when we put together a post-disaster needs assessment in a record time, mobilizing like 200, 300, all the donors, development partners, did a very credible assessment of loss and damage as a result of the earthquake. 9,000 lives have been lost, but in terms of property, businesses affected, with quantity
1: जसले गर्दा नेपाल पुनर्निर्माणको लागि लगभग 4 बिलियन US डलर विदेशबाट आएको थियो। राष्ट्रपतिका उपसभापति र हालका अर्थमन्त्री सोनी मोहनलेको राजनीतिक यात्रा 30 वर्षसम्म नेपाली कंग्रेससँग आबद्ध भएर सुरु भएको थियो, जस दौरान उनले नेपाली कंग्रेसको अर्थनीतिमा पनि मुख्य भूमिका खेलेका थिए। तर जब उनले कंग्रेसभित्रको भ्रष्टाचारमाथि खुलेर बोल्न थाले तब टप लिडरसिपलाई त्यो कुरा डाइजेस्ट गर्न गाह्रो भयो। अन्तत शेरबहादुर देउवा र आरजु राणाको पर्सनल ग्रिपका कारण सोनी मोहनले र नेपाली कंग्रेसको सम्बन्ध बिग्रियो।
2: So then I go back to Nepal, and this time I thought, okay, now I would take the plunge into politics. But the party that I was close to denied me a ticket because I'm fairly vocal against corruption issues, and the top leadership, which is totally corrupt and inept, they didn't like it. Right? Mm-hmm. And others, they could probably co-opt, mm-hmm. buy off, threaten. With me, with all these international experiences, they probably thought, no, this guy can't be taken.
1: कंग्रेस सहितले दाई भाउजु साला भतिजाको असक्षम गिरोहमा परिणत हुने क्रममा छ भनेर पार्टी त्याग गरेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा भनेका थिए। अब नेपाली कंग्रेसबाट अलग्गिय भए पछाडि उनले रवि लामिछानेको राष्ट्रपा प्रवेश गर्छन्। राष्ट्रपाको तर्फबाट तनहुँमा उपनिर्वाचनमा अघिल्लो चोटि 34,911 र यो पटक 38,040 मत ल्याएर आफूलाई बौद्धिक वर्ग र जनमानसको विश्वास दुवैमा फिट गराउन उनी सफल भएका छन्। दुईचोटि संसद प्रवेश गरिसकेका वाग्लेले आफ्नो पहिलो कार्यकालमा बजेटमा हुने पोलिसी करप्सन र सेटिङमाथि निर्मम भएर प्रश्न गरेका थिए।
3: गत वर्षको बजेट निर्माण प्रक्रियामा निश्चित स्वार्थ समूहहरूको डिजाइनमा करका दरहरूको अवैज्ञानिक हेरफेर गरी अभूतपूर्व नीतिगत कब्जा र भ्रष्टाचार गरिएको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा नै दिनु परेको थियो। यस वर्ष त्यस्तो नहोस्, त्यो कलङ्क नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको छ। अर्थ समितिको पहिलो बैठकमा नै अर्थमन्त्रीसँग पोलिसी करप्सन बारे सवाल जवाफ भएकै हो। बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्याए जस्तो गरेर बैठक बसेर नियमावलीहरू नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगो झैं सल्किएको छ।
1: अब उनले नै तिनै भ्रष्टाचार र सेटिङ मुक्त गराएर विकास उन्मुख बजेट ल्याउनु भन्ने देखिएको छ। त्यति मात्र होइन, सय बुधे शासकीय सुधार अन्तर्गत बुधा नम्बर 78 अर्थ मन्त्रालयले 10 वर्षभन्दा धेरै समयदेखि इनएक्टिभ रहेका ब्याङ्क अकाउन्टहरूको पहिचान गर्ने र ती अकाउन्टमा रहेका रकमको कानूनी हकदार नभेटिएको खण्डमा 90 दिनभित्र त्यो पैसा सरकारी कोष यानि स्टेट ट्रेजरीमा ल्याई राष्ट्रिय हित र विकासमा प्रयोग गर्ने भनिएको छ। यो सँगसँगै निजी क्षेत्रको कन्फिडेन्स बनाउने र समग्र इकोनोमीलाई 5 वर्षभित्र 100 बिलियन डलर पुर्याउने महत्वाकांक्षी योजनामा उनी कति अघि बढ्न सक्छन् त्यो चाहिँ समयले नै देखाउनेछ। विक्रम तिमिल सिन्हा संचार तथा प्रविधि मन्त्री भएका विक्रम तिमिल सिन्हाले नुवाकोटमा नेपाली कंग्रेसका पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलाई हराएर सबैको ध्यान तान्न सफल भएका थिए। पद ग्रहण गरिसके पछाडि संचार मन्त्रीको आवाजमा एक बेग्लै गम्भीरता थियो। उनले निर्मम भएर भने, मैले शपथका ती शब्दहरू मात्र उच्चारण गरेर आएको होइन, बल्कि आत्ममनन गरेको छु कि अब गलत गर्ने कुनै छुट छैन, नत्र ती अमर जीएनजी सहितहरूको शराब लाग्ने

0: कागजमा लेखिएको शब्द पढेर आएको होइन, मेरो दिलभित्रबाट मेरो मनभित्रबाट मैले कहिल्यै पनि कुनै पनि गलत गर्ने छुट छैन, कुनै गल्ती भयो भने ती शहीदहरूको सराब म माथि लाग्नेछ। म विषयमा एकदमै धेरै चिन्तित पनि छु र फोकस भएर काम पनि गर्नेछु।
1: विक्रम, तिमी सिन्हासँग 15 वर्ष भन्दा धेरै मिडिया सेक्टरको अनुभव छ र लगभग 1 दशक अगाडि रेडियो सगरमाथामा प्रोड्युसर र प्रेजेन्टर भएर उनले काम गरेका थिए। नेपालमा मात्रै नभएर विक्रमले अस्ट्रेलियाको नेपाल एक्सप्रेसको एक्जिक्युटिभ एडिटर र साउथ एसिया .com जस्ता सिडनी बेस्ड मिडिया हाउसमा पनि एडिटर एडभाइजरको रूपमा पनि काम गरिसकेका छन्। संचार क्षेत्रको प्र्याक्टिकल अनुभव र ग्रिफिथ युनिभर्सिटी अफ अस्ट्रेलियाबाट जियोपोलिटिक्स र इन्टरनेसनल रिलेसनमा पीएचडी गरेका उनले गभर्नेन्स रिफर्म र क्लाइमेट पोलिसी जस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रेजेन्टेसन र रिसर्च पनि गरिसकेका छन्। संचार क्षेत्रको ग्राउन्ड रियालिटी र इन्टरनेसनल ट्रेन्ड बुझेका कारणले विक्रम इज अ गुड पिक फर कम्युनिकेसन मिनिस्टर भन्न सकिन्छ। एउटा रमाइलो संयोग चाहिँ के छ भने बालनसाको क्याबिनेटमा शिक्षक र विद्यार्थी दुवैजना एउटै मन्त्रीमण्डलमा छन्। संचार मन्त्री विक्रम तिमिर सिन्हाले ट्युको ह्युमेनिटिज फ्याकल्टीमा मास्टर्स लेभललाई पब्लिक पोलिसी र एन्टी करप्सन पढाउँथे र शिक्षा मन्त्री सस्मित पोखरेल उनको त्यो क्लासको विद्यार्थी थिए। जो पहिले क्लासरूममा गुरु शिक्षक थिए, आज उनीहरू नै क्याबिनेटको कुर्सीमा सँगै बसेर देशको नीति बनाउने कार्यमा लागि परेका छन्। नुवाकोटको एक साधारण कृषक परिवारमा जन्मेका विक्रम लगभग 2 वर्ष अघि राष्ट्रपाबाट एक्टिभ पोलिटिक्समा उमिएका हुन्। अब सरकारले 100 दिनभित्र नेसनल इन्टिग्रेटेड डिजिटल गभर्नेन्स प्लेटफर्म स्थापना गर्दै एउटा ठूलो डिजिटल परिवर्तनको घोषणा गरेको छ। यसको मुख्य मन्त्र हो वान्स ओन्ली डेटा प्रिन्सिपल। अब हामीले नागरिकता नम्बर जस्ता आफ्ना विवरण एकपटक सरकारी सिस्टममा समावेश गरे पछाडि अरू सबै सरकारी सेवाको लागि त्यो अटोफिल हुन्छ, जसले धेरै पटक दोहोरिने कामलाई हटाउन सक्छ र सबै सरकारी सेवालाई एउटै सिङ्गल डिजिटल विन्डोबाट झन्झट मुक्त र सहज बनाउँछ। सजिलो भाषामा भन्ने हो भने यदि यो प्रभावकारी रूपमा लागू भयो भने सरकारी ढोका ढोका धाइरहने र झोलाभरि कागजको भारी बोक्ने दिन सकिन्छ र देशले डिजिटल युगमा ठूलो फर्क मार्छ। इडेन इन्स्टिच्युट फर एडभान्स रिसर्चका चेयरम्यान रहिसकेका तिमिल सिन्हा आज देशको संचार नीति बदल्ने कुर्सीमा बसेका छन्। के अब डाक्टर तिमिल सिन्हाले आफ्नो शैक्षिक क्षमता र लामो मिडिया अनुभवलाई रिजल्टमा बदल्न सक्लान्? नेपालको संचार मन्त्रालयमा उनको यो नयाँ युग कस्तो हुन्छ, त्यो चाहिँ हामी सबैको पर्खाइको विषय हो। यसरी हेर्दा धेरैपछि एउटा आशलाग्दो मन्त्रीमण्डल देखिन्छ र सरकारको 100 बुँदे कार्यसूची हेर्ने हो भने यसले अझ धेरै आशा बढाइदिन्छ। वर्षौंदेखि प्रणालीमाथि प्रश्न उठाउँदै ढिला सुस्तीको आलोचना गर्दै र जवाफदेताको माग गर्दै आएका हामीलाई यो नयाँ 100 बुँदे कार्यसूचीले साँच्चै नै एउटा नयाँ फरक संकेत दिएको छ। यस्ता दस्तावेजहरूले सरकारको इन्टेन्सन देखाउँछ र मैले फेसबुकमै लेखेको कुरा यहाँ पनि दोहोऱ्याउँछु। कसियसली अप्टिमिस्टिक, वाचिङ क्लोजली, होपिङ दिस टाइम इट्स डिफरेन्ट, यानि कि सावधानीपूर्वक आशावादी, आशा छ यो पटक फरक होस्। अब यो कार्यसूचीका अधिकांश डेडलाइन 3 महिनादेखि 100 दिनका छन्, त्यसैले अब सरकारको 100 दिन बितेपछि हामी फेरि कार्यसूचीबाट के काम भए भएनन् त्यसको बारेमा भिडियो बनाउने नै छौँ। त्यसका निम्ति सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, थ्याङ्क यू फर वाचिङ।

33 सालतिरका स्यामस्वे तस्विरहरूमा हेटौडा भर्खर भर्खर बाँबे सर्दै गरेको बजार थियो। काठका झुपडीहरू, दुई चार पक्की घरहरू, काठमाडौँ र नारायणघाट चल्ने बस र ट्रकहरू, कर्णापारीको विशाल खाली मैदानमा औद्योगिक क्षेत्र खुलिसकेको थियो। यही भित्र चिनिया सहयोगमा खुल्ने भयो एउटा भव्य उद्योग, हेटौडा कपडा उद्योग। राजमार्ग र औद्योगिक क्षेत्रको जंक्सन बनिसकेको हेटौडामा कपडा उद्योगले गुलजार थप्ने भयो। पहाड़का मान्छेहरू बसाई आउन थाले। जागिर र तलबले सपनाहरू रंगीन बनाउन थाले। कुनै समय 1200 जनालाई रोजगारी दिएको हेटौडा कपडा उद्योग अन्तत 2064 सालमा बन्द भयो, एउटा वैभवको अवसान भयो। चिनिया टोलीसँगै 33

सालमा उद्योगको जग खन्ने सयौं हात मध्ये एक जोडी हात प्रकाश पौडेलका पनि थिए। त्यसपछिका 23 वर्ष यसै उद्योगमा मजदूर भएर बिताएका पौडेलसँग आज हामी उही हेटौडा कपडा उद्योग घुम्नेछौ। अहिले स्यामसोई तस्विर जै भएको कपडा उद्योगका भत्केका भित्ता र खिया लागेका मेसिन सुन्सुनाउनेछौ र पुर्याउनेछौ तपाईँलाई ती दिनहरूमा जहाँ ढकमक्क गुलमोहर फुलेका हुन्थे र माहुरी जस्ता मजदूरहरू सपना जस्ता कपडा बुनिबस्थे।

0: बाह्र सय मान्छे थियो यो उद्योगबाट मात्रै, अनि अरू उद्योगहरू 32 उद्योग त्यो बेला 36-37 सालमा चालु थियो। चालु भएको उद्योगबाट मान्छे निस्किँदा एकपल्ट त एकदमै रमाइलो हुन्थ्यो, अनि फेरि रङ्गी बिरङ्गी त्यो ड्रेसहरू लगाएर, अब छुट्टा छुट्टै उद्योगको छुट्टा छुट्टै ड्रेस हुन्थ्यो नि, कुन उद्योगबाट को निस्क्यो भन्ने कुरा पनि हुन्थ्यो, अनि मे दिवस मनाइन्थ्यो। मे दिवस मनाउने बेलामा तपाईँको यति रमाइलो हुन्थ्यो कि त्यो रङ्गी चङ्गी पुरै जुलुसै ड्रेसै ड्रेसले।
1: कपडा उद्योगको चाहिँ कस्तो ड्रेस थियो?
0: निलो किसिमको पोइन्ट सर्ट पोइन्ट थियो छोरा मान्छेहरूको लागि, छोरी मान्छेहरूको लागि चाहिँ पहेँलो बेसमा निलो पारी भएको। यो अहिले हामी छोडेर आयौँ नि, यो चाहिँ वर्कसप हो। यो यहाँदेखि त्यहाँसम्मको पार्टमा चाहिँ जति पनि भित्र सामग्रीहरू बिग्रिन्थ्यो त्यो बिग्रेको सामानहरूलाई चाहिँ जोड्ने, मर्मत गर्ने, फेरि लगाउने त्यो वर्कसप भयो। यो चाहिँ कपास गोदाम, नेपालगञ्जदेखि लिएर नेपालको पश्चिम बेल्टमा थुप्रै कपास खेती हुने र कपास विकास समिति समेत बनेर यति धेरै कपास उत्पादन हुन्थ्यो कि एकपल्ट त पाकिस्तानबाट कपास ल्याउनु नपर्ने स्थिति
1: बनिसक्यो।
0: पाकिस्तानबाट आउँथ्यो, यहाँ चाहिँ कि पाकिस्तानको कपास कि हाम्रो नेपालकै कपास। त्यो हाम्रो पुरानो
1: गाडीहरू
0: ल्याउने लाने, चारवटा बसले पनि पुग्दैन थियो, धेरैलाई क्वार्टर पनि दिएको थियो, क्वार्टर नपुग्ने जो घरमा बस्नुहुन्थ्यो उहाँहरूको लागि बस। हामीले नि मागेर, जस्तो त्यो बेला फ्याक्ट्री चल्यो, चल्ने बेलामा यहाँबाट 10 टाढाबाट हिँडेर आउनुहुन्थ्यो, 8 यहाँ ड्युटी आइपुग्नुहुन्थ्यो, 10 टाढाबाट ड्युटी छुटेपछि पनि 10 हिँडेर जानुहुन्थ्यो। त्यसरी पनि धेरै दुःखले काम पनि गर्नुभयो धेरै मान्छेहरूले, तर उहाँहरू जतिले गर्नुभयो उहाँहरूको जीवन राम्रो बन्यो, किनभने यही उद्योगले गर्दा बन्यो।
1: कस्तो लाग्छ तपाईँ यहाँ आउनुहुन्छ कहिले कहिले?
0: किन नआउनु? यो हामीले जमिन पनि, यो जमिन बनाउने, थानु बनाउनेदेखि लिएर यसरी सुरु गरेको। हामी आउने बेला यो खाली जमिन थियो।
1: ए, तपाईँ कति सालमा आउनुभएको थियो?
0: म 32 अन्त्यतिर, 33 सुरुमै हो। चाइनिजहरू आउनुभएको थियो, उहाँहरूसँगै हामीले सिकेको सबै कामहरू, जति पनि यहाँ नेपालीहरू थिए विदेशी कामदार एउटा पनि थिएन। चाइनिजहरूले भारतीय कामदारहरूलाई राख्न रुचाउँदैन थियो। 11-12 जुन कामदार यहाँ थिए, कर्मचारी थिए, उहाँहरू चाहिँ सबैजना नेपाली नै हुनुहुन्थ्यो।
1: के भाषा बोल्नुहुन्थ्यो सिकाउने बेलामा?
0: सुरु सुरुमा त अलिक गाह्रो, पछि भएपछि हाम्रो पनि कुरा उहाँहरूले बुझ्नुभयो 4-6 अनि हामीलाई पनि धेरै कुरा उहाँहरूको आउने भयो। जस्तो जाने आउने गर नगर, होइन, आइज ढिलो चाँडो, होइन, उठा तल राख, होइन, कस खोल जे भन्ने हो नि, राम्रो हो नराम्रो हो सबै कुरा। त्यो बसहरू उद्योगहरू रस्ट भएको देख्दा यहाँको सबै कर्मचारीहरूले असाध्यै पिर मान्नुहुन्छ, रुनुहुन्छ, यस्तो भयो। उहाँहरूको मन के छ भने, बरु हामीले केही समय काम गरेर यो फ्याक्ट्री चाहिँ कसैलाई सकुशल जिम्मा दिन पाए हुन्थ्यो।

राजनीतिक नेताहरू आउनुहुन्छ बेला बेलामा, अहिलेसम्म यो उद्योगको निम्ति यति मजाक गरिराख्नु भएको छ सबैजनाले नि, या त यो उद्योग पब्लिक कसैलाई चलाउन दिए पनि हुन्थ्यो, मिलिट्री पुलिस या कुनै सरकारी निकायलाई चलाउन दिए पनि हुन्थ्यो, जसलाई दिए पनि यो ठाउँमा उद्योगबाट त 2-4 लाख मासिक आउँदो होला, 2-4 सय मान्छेले रोजगारी पाउँदा होला नि, त्यसो गर्न पनि त सकिन्थ्यो नि। आउनुहुन्छ, हेर्नुहुन्छ, मन्त्री, प्रधानमन्त्री, नेता, अध्यक्ष सबै जो जो आउनुहुन्छ, तर हेर्नुहुन्छ, जानुहुन्छ, गर्छौँ भन्नुहुन्छ, तर फर्केर आउनुहुन्न। यति बेर जाडो महिनामा ठिक अहिले 10 बजे

0: खाना खाने बेलामा यो पुरै चौरभरि मान्छे यो बाटोमा यहाँ सबैले टिफिनमा खाना लिएर आउनुहुन्थ्यो, कतिले हातमा लिएर आउनुहुन्थ्यो टाढाकोले, नजिकैको मान्छेहरूको चाहिँ घरबाट यहाँ ल्याइदिनुहुन्थ्यो, गेटमा ल्याइदिने, गेटबाट लिएर आउने यहाँ
1: हेटौँडै अर्कै थियो होला त्यसो भए त यो चल्ने बेलामा।
0: हाम्रो चाहिँ 30-31 गते जुन तलब रिलिज हुन्थ्यो नि, 1100-1200 मान्छेलाई तलब 2-3 दिन जति गरेर तलब रिलिज हुने बित्तिकै के हुन्थ्यो, हेटौँडा त रनक्क तात थियो, यहाँदेखि रक्सोलसम्मको बजारमा पुरै पैसा फ्लो हुने, महिनाभरि उधारो दिने खाने सबै कुराको छिनोफानो त त्यही दिन हुने पनि, माघी आए जस्तो। अझ दसैँ आयो भने त अर्कै रमाइलो, दसैँमा चाहिँ कस्तो नि कपडा यहाँबाट 30 मिटर एकजनाकोलाई दिने गरेका थियो होइन, त्यो कपडाको हर व्यक्तिले कपडाको पोको चाहिँ बोकेर हिँडेपछि त त्यो छुट्टै रमाइलो,
1: बजारमा पनि त सबैले त्यही कपडा लाउने होला नि,
0: लाउने स्कुल पछाडिपट्टि थियो, क्वार्टर पछाडिपट्टि थियो
1: थियो
0: हेटेक्स इङ्ग्लिस स्कुल भन्ने, हाम्रो बच्चाहरू यहीँ पढेको, मेरो दुईटा बच्चा यहीँ पढेको, स्कुल भग्नावशेष छ,

0: यसको प्रारम्भ चाहिँ यहीँबाटै हुने हो यो.
1: हजुर,
0: हामीसँग लाइट केही छ? यो ठाउँमा चाहिँ कवास जुन बाहिरबाट आउँछ नि, त्यो कवास यो ठाउँमा आउने. त्यो गोदाम भो, गोदामबाट गुडाएर यहाँ ल्याइसकेपछि यहाँ यो कवासलाई खोल्ने, मिलाउने यहाँ गरिसकेपछि यहाँबाट अब कवास अगाडि बढ्दै जान्छ.
1: यहाँ मुनिबाट जान्छ?
0: हजुर, अन्त यहाँ यहाँबाट हालेपछि यहाँबाट कवास यता जान्छ. यो
1: अझै छन् कपासहरू त यहाँ, यही कपास होइन?
0: हजुर, यो चाहिँ बिग्रेको कपास, एक राउन्ड छानिएर रहेको, यसलाई चाहिँ फेरि फिल्टरमा लैजाने हो. यो
1: यो गर्दा गर्दै यत्तिकै छोडेको जस्तो,
0: गर्दा गर्दै छोडेको, यो त काम हुँदा हुँदै छोडेको. यो यो पनि त्यही कपासलाई फिट्ने, यो यो मेसिनले यो भित्र लगाएर कपासलाई फिटेर गयो भने त्यसको गेडाहरूलाई निकालिदिने हो. यो सबै धुलो धुलो फोहोर जति यतापट्टि निस्किने, अनि राम्रो कपास जति कपास छानिएर अनि माथिबाटै जाने.
1: अनि यो त पुरै कपास चाहिँ कपास उडेको हुन्थ्यो होला यो ठाउँमा त?
0: बाहिर उड्दैन, बाहिर त एयर कन्डिसन हुन्छ, ऊ यो जुन हावाहरू माथिबाट आइराखेको हुन्छ होइन, बाहिर त त्यस्तो केही डिस्टर्बै हुँदैन.
1: कपासको धुलो
0: केही मेसिन चल्या हुन्छ, अनि धुलो एकदम कन्ट्रोल हुन्छ, थोरै हुन्छ, मास्क लाएरै गर्नुपर्छ गर्नु त. अब मुख्य प्लान्ट चाहिँ यहाँबाट सुरु हुन्छ. कपासको रोल उताबाट आएपछि यसमा यो चाहिँ रोललाई कन्ट्रोल गर्ने यो पिन हो, यसमाथि रोल बस्या हुन्छ, त्यसैमा आधार बनेर, अनि यहाँबाट चाहिँ भित्रभित्र रिफाइनिङ हुँदै जान्छ. यो कपासको सुरुवात, यो जस्तो एउटा दुईवटा तिन चार चारवटा मेसिन भयो, योबाट चाहिँ कपास छानिँदै छानिँदै छानिँदै ठिक पल्लो छेउमा पुग्दा एकदम सफा कपास हुन्छ. यो मेसिनहरू अहिले हेऱ्यो भने सबै मेसिनहरू राम्रो छ. यो चाहिँ अलिक बढी हावा लाग्ने ठाउँ भएको भएर अलिअलि समस्या भएको छ, तर भित्र जुन ठाउँमा हावा लाग्दैन त्यो ठाउँमा यो मेसिन पनि केही पनि भएको छैन. अन्त बेल पनि जस्तो छ, यो पनि जस्तो छ. यो चाइनिजले यो प्रविधि, धेरै प्रविधि खेलाउनु नपर्ने मेसिन चाहिँ यहाँ ल्याइदिएको. यो सेमी अटो भन्छ, यो फुल्ली अटो पनि होइन, सेमी अटो मेसिन हो यो. यो चारैवटा मेसिनले एउटै काम गर्दै गर्दै अगाडि बढ्ने, यो सफा हुँदै हुँदै हुँदै कपास सफा हुने र गेडा छान्ने काम गर्छ.
1: यत्रो यत्रो मेसिन देख्दा त सुरु सुरुमा तपाईँलाई पनि अचम्म लाग्यो होला है?
0: होइन, हामीलाई अचम्म किन लागेन भने हामी आउँदा मेसिन आएको थिएन, बाक्समा यत्रो यत्रो टुक्रा आएको थियो, कुनै ठुलो टुक्रा कुनै सानो टुक्रा. अनि हामी नेपाली कामदारहरू सबैजनालाई त्यो अचम्म मान्ने कुरा चाहिँ केही हुँदै भएन, किनभने यो हामीले जगदेखि नै बनाउँदै बनाउँदै गएर बनिसकेपछि वाह कति राम्रो चिज बन्यो भन्ने मात्रै हो. त्यसरी काम गर्ने औजारहरू यो, यसलाई कस्ने, खोल्ने, ठोक्ने, पिट्ने सबै चिजहरू यसैमा राख्ने. यो सबै यो बेल्टहरू जस्तो कुनै बेल्ट खिइन्छ के हुन्छ, चेन्ज गरेको छ, कुनै नयाँ छ चेन्ज गर्न ल्यायो होला, अब जुन अवस्था छ त्यही अवस्थाबाट छोडेर हिँड्नु पऱ्यो नि फ्याक्ट्री त. यो हेऱ्यो भने कुनै चिज पनि बिग्रेको छैन यसमा, मेसिनमा जस्तो छ त्यस्तै छ, बेल्ट पनि जस्तो छ त्यस्तै छ. यो छिटो बिग्रिने चिजै होइन यो गियरहरू. यो अब अबको 200 वर्ष चलाए पनि के हुने छ र, यो चाहिँ मोटर जस्ता जस्तो छ. यो मान्छेहरूले हेर्न आउनुहुन्छ अनि यो खोलेर त्यत्तिकै छोडिदिने कि, यो चाहिँ यो सबै कभरिङ भएर बस्यो भने बिग्रिँदैन. अनि यो चाहिँ यसरी फिल्टर हुँदै हुँदै आएपछि यहाँ आएर पुरा दाई गरेर यसलाई चाहिँ कपासलाई अझ यसले चाहिँ सक गरेर तान्ने, यहाँबाट यहाँबाट तानेको कपास त्यहाँ गएर रोलर हुने हो, यही पाइपबाट जाने हो. यो पाइपबाट गएर यो मेसिनमा काम हुन्छ, त्यसबाट अर्कोमा हुन्छ, अर्कोमा हुन्छ, गर्दै अगाडि पुग्दा चाहिँ गुन्द्री जस्तो बन्छ र अनि त्यो सुइरो त्यहाँ राखिदियो रोलर भएर जान्छ. अनि यसको धुलोहरू चाहिँ सबै बटुलिएर उतापट्टि बाहिर अर्को यहाँबाट उतापट्टि जान्छ. यहाँ यहाँ बस्दैन, यहाँ केही पनि धुलो देखिँदैन. यो वरिपरि यो लिगमा यो आफै रोटर भएर घुमेर ताने, उताबाट कपास आयो यहाँबाट गयो, यहाँबाट तानेर लिएर गयो अनि त्यहाँ रोलर भयो. त्यो रोलर भएको चाहिँ अब हाम्रो अर्को शाखामा जान्छ. अन्त यो भित्र चाहिँ त्यो छान्ने जालीहरू, फिल्टरहरू थुप्रै, फिल्टरहरूको बिचमा गएर धुलो बाहिर उड्न नदिएर अनि भित्रै कन्ट्रोल गरेर अनि त्यो धुलोलाई चाहिँ अन्डरग्राउन्ड लगेर अनि पछि उठाएर बाहिर लगेर फाल्ने, त्यो चाहिँ मोलको रूपमा युज हुने रहेछ. यो चाहिँ कुनै घटनाहरू केही भयो भने मेसिन बन्द गर्नु पर्यो भने यो यो घन्टी चाहिँ बजाउने हो, इमर्जेन्सीमा बज्ने। अनि मेसिनमा कुनै ट्रबल आयो भने, जस्तो अपरेटर यहाँ बसिराखेको छ होइन, वा अपरेटर कहीँ काम गर्दैछ तर यो मेसिनमा केही अड्कियो भने त्यो घन्टी बजिहाल्छ क्या, कुनै समस्या पर्यो भने घन्टी बजिहाल्छ। ल, यो कबासबाट राम्रो कबास बनाएर निकालेर यो ठाउँमा रोलर राख्ने अनि यस्तो गाडामा हालेर त्यसलाई चाहिँ अब यता लिएर आउने
1: हो। यो रहेछ कि क्या हो राम्रो कपास?
0: हो, नम्बर वान कपासै हो यो, अहिले पनि राम्रै छ, अहिले पनि रेसा दिइराखेको छ। अब यसले कपासको काम सकेपछि अब यसले धागो निकाल्ने मेसिन चाहिँ यहाँ त्यो डन्डी ल्याएर यसो ठ्याक्कै यसमा राखिदिएपछि त्यसमा त्यो रोलरमा बेरिएको हुन्छ, कपासै हुन्छ। अनि यो यहाँबाट फेरि भित्र जान्छ, यहाँबाट भित्र गएर यो पनि, अनि भित्रभित्रै आएर यसले चाहिँ बेरेर मोटो धागो बनाइदिन्छ यो। अनि जति यो बन्दै जान्छ, यो भरिँदै जाँदा, यो तल जाँदै जाँदै गरेर यसमा भरि हुन्छ यो। अनि यो ड्रम उठाएर लग्ने हो, यो सबै मेसिनको काम त्यही नै हो, एउटै यसले जे काम गर्यो त्यही हो। भरिएको ड्रम आउने चाहिँ यसमा फेरि अब, अनि यो ल्याएर लाइनमा राख्यो, एक दुई तिन चारवटा यता भयो, चारवटा उता भयो, अब यहाँबाट फेरि धागो आउँछ र यहाँ फेरि यो सानो खाले ड्रम, त्यो यति मोटो धागो देखिन्छ त्यहाँ, त्यही धागो अनि यहाँ बन्दै बन्दै यहाँबाट आएर अब पहिले मान्द्रो जस्तो आयो, त्यसपछि मोटो धागो जस्तो आयो, अनि यसमा अलिक मसिनो धागो आयो, अनि यो धागो चाहिँ फेरि यो सानो ड्रमबाट अझ मसिनो धागो, यसको बबिनहरू यहाँनिर छ, अहिले त बबिनहरू पनि पुरै रस्ट भएर हराइसकेको छ, यही यही यो बबिनहरू हो, त्यसबाट चाहिँ त्यो ड्रमबाट आएको धागो अलिक ठुलो बबिनमा, यो बबिनमा बेरिएको हुन्छ र यो बबिनबाट अनि अझ मसिनो धागो यसैले बनाइदिने हो। यो मेसिन चाहिँ कस्तो भने, यो जहाँ बसेर चलायो भने पुरै मेसिन चल्छ, जहाँ बसेर बन्द गऱ्यो भने पुरै मेसिन बन्द हुने, एउटै अपरेटरले पुरै भ्याउनुहुन्छ। यो मेसिनले बनाएको पहिलो धागो, यो धागोको रूप आयो नि,
1: अब बलियो हुन बाँकी छ।
0: हजुर,
1: कति वर्ष अगाडिको होला यो?
0: 17-18 वर्षै भइसक्यो नि, 18 वर्ष भयो, 18 वर्ष पुरानो धागो यो, पुरा रेसामै छ, बिग्रिसकेको छ। अब ठ्याक्क त्यो ल्याएर यहाँ राखेपछि यसबाट आएर अनि यो चाहिँ बबिनमा, सानो बबिनमा बनाउने, यो चाहिँ प्योर धागो बन्यो। यति भएपछि स्पेनिङ हो यो,
1: कस्तो माया लाग्दो रहेछ भाइ।
0: यो अब यो हाम्रो धागो भइसक्यो, ठिक्क यहाँबाट यसबाट चाहिँ यो भित्रभित्रैबाट यो धागो बुनेर बाटेर अब यो चाहिँ यो धागो भइसक्यो। यो ख्याले बबिन समातेको छ,
1: बुन्ने धागो त यही त हो,
0: यो बुन्ने धागो यही भयो, यो अलि रस्ट भइसक्यो। यहाँ काम गर्ने अपरेटरहरूले यो सँगसँगै बोकेर हिँड्ने।

0: निकाल्ने, यसमा राख्दै राख्दै राख्दै जाने, अनि यो निकाल्ने, खन्याउने, फेरि यसलाई हेर्ने, चलाउने, हिँड्ने. यति ठुलो, यति भव्य छ यो, यो पुरै यहाँदेखि त्यहाँसम्म एकपल्ट ऊ त्यहाँ सेन्टरमा गएर हामी पल्लो छेउसम्म पुगौँ. यो 35 यो 36 मेसिन यो भए कति धेरै राष्ट्रिय सम्पत्ति यति धेरै लापरवाही गरेर रस्ट भइरहेको. यो जतिवटा 36 दिन 72 जति मेसिन छ नि एउटै छ क्या. जस्तो यो एउटा एउटा मात्रै भए पनि पुग्ने हुन्छ. यो एउटा मान्छेले मानिनु, एउटा परिवारले गुजारा चलाउनु पर्यो, उसलाई धागो निकाल्नु छ, धागो बेचेर चलाउँछ. जस्तो यो एउटा मात्रै स्पेनिङ किन्यो भने पनि उसको गुजारा चल्ने. भक्तपुरमा एउटा घरमा 2-5 त्यो बुनाई मेसिनहरू छ. अनि यो परवानीपुरमा यस्तो स्पेनिङ मिलहरू छ धागो मात्रै उत्पादन गर्ने. त यही धागो मात्रै उत्पादन गर्न यो मेसिन हामीलाई चाहिँदैन भने सरकारले नि यो मेसिन बेचिदियो भने पनि त हुन्छ नि त. गर्नलाई दियो भने यिनीहरूले गरेर त खान्थ्यो नि. बिना काममा रस्ट पाएर जानुभन्दा कि चलाउन कसैलाई दिनु. यो चाहिँ सबै यसलाई चलाउने हेर्नुहोस् त, जस्ता तस्तो छ यो गियर. यो के हुन्छ र के भएको छ तपाईँहरू आफै हेर्नुहोस् त, के चाहिँ नचल्ने छ त. यो कुनै गाडीको A1 गियर भन्दा कम त कुनै पनि छैन नि त. बाहिर देखेको सामान केही बिग्रिया छ, तर भित्री सामानहरू हेऱ्यो भने जस्ताको तस्तो छ.
1: अहिले पनि चल्छ कि भन्ने लाग्यो छ हजुरलाई.
0: चल्छ नै कि भन्ने नि छैन नि. यो त यो हाम्रै अहिले साथीहरू 10 मेकानिकहरूलाई 1 महिना यहाँ छोडिदिनुहोस्, कतिवटा मेसिन आरामले चलिरहेको हुन्छ. यो सकिएपछि यसको 2 हुन्छ, एउटा धागो भएर जाने पार्ट, एउटा डाइरेक्ट धागो जाने पार्ट. हामी यो ढोकाबाट छिरौँ. यसमा त्यहाँ बन्यो, यो हामीले हेऱ्यौँ. यसमा बेरिएको धागोलाई अब ठुलो बबिनमा लामो धागो बनाउनु पर्यो. गाँस्दै बेर्दै गाँस्दै बेर्दै यसमा रहेछ अलि ठुलो. यहाँ बेर्दै बेर्दै यो चाहिँ यो फुल भयो. अझ योभन्दा पनि ठुलो हुन्छ, योभन्दा ठुलो हुन्छ. यो मानिलिउँ यो 100 थियो भने यो त 1000 भयो नि. हो, 1000 एउटै धागो भएपछि यो सबै 1, 2, 3, 4, 5 मेसिनको काम भनेको सानो बबिनबाट ठुलो बबिनमा छोटो धागोबाट लामो धागो बनाउने ड्युटी.
1: अझै यति यति धागो त बाँकी रहेछ नि त.
0: छ,
1: बन्दा बन्दै छोडेको है.
0: जस्तो थियो त्यही हालत छुट्यो. र यो बबिनमा बेरेको धागो चाहिँ फेरि यसमा जान्छ. यो अब यो कपडा बुन्न त लामो तान लगाउनु पर्यो नि. हो, त्यो लामो तान लगाउनको निम्ति त्यो जुन ठुलो बबिन छ, ठुलो बबिन यहाँ यसरी राखेर यहाँबाट चाहिँ धागो यो यसमा राखेर प्रत्येक एउटाबाट एउटा धागो तान्दै आउँदा यो धागो चाहिँ हाम्रो यो दाँत जस्तो देख्नु भएको छ नि. यो दाँत जस्तो प्रत्येक एउटाबाट एउटा धागो आउँछ र यो एउटा धागो यहाँ यहाँ बिचमा चाहिँ केही पनि हुँदैन. त्यो एउटा धागो यसरी यहाँ धागो मात्रै, धागै धागो. यहाँ एकपल्ट आउनु त यहाँ प्रत्येक एउटा दाँतीमा एउटा धागो बस्छ. यहाँ अनि यहाँ रोलर हुन्छ, अनि यो रोलरमा देवी. त्यहाँ हाम्रो 100 भएको 1000 भयो, 1000 भएको यहाँ आउँदा 4000 भयो धागो अनुमानित भनौँ न त्यसलाई. त्यति मिटर त धेरै लामो धागो भयो यसमा धागो मेसिन. यो एक खाले यो बबिन सिधै त्यो स्पिनिङबाट बुनाई विभागमा जान्छ, एक खाले बबिनहरू यो प्रक्रियाबाट यहाँ आइपुग्यो. यो तानाको लागि त्यो बानाको लागि गयो. जस्तो
1: ताना र बाना भने के हो त?
0: ताना भनेको, ताना भनेको यस्तो यस्तो सिधा बसेको धागो. बाना भनेको चाहिँ त्यो बुनेर जाने धागो के. ताना बाना बुनेको भन्छ नि. ताना बाना भनेको, ताना भनेको तान लगाएको भयो. हाम्रो गाउँघरतिर गुन्द्री बन्ने तान लागेको भन्छ. तान लागेको त्यो भयो. पराल हालेको धागो चाहिँ उताबाट सिधै जान्छ त्यो बाना. हेर्नुहोस् त यो कति राम्रो, कति मजबुत धागो चाहिँ तपाईँको यहाँ यो सबै. यो फेरि यति गरम छ, यो कसरी लाने होला, के गरिहाल्ने होला भन्ने लाग्छ होला है तपाईँहरूलाई. यता माथि हेर्नुहोस् त, यसमा यो मेसिन छ. उता लानु छ भने यो यतापट्टि लग्यो होइन, यता लानु छ.

0: ठिक हुन्छ,
1: यो हुने ठाउँ हो, यो
0: माड लगाउने ठाउँ, यो भन्दा तलको यो चाहिँ यो रोला सटै तल जान्छ, तल जान्छ र त्यो धागोलाई तल माडमा डुबाएर जस्तो कपडा बुन्दाखेरि पनि धागो चाहिँ नसुल के अरे नखियोस् भनेर माड लगाएको हुन्छ। माड भएको कपडा भन्छ नि, माड भनेको यही होला, पहिले यहाँ लगाउने, लगाएर कपडा बुन्ने, बुनेपछि फेरि धुने प्रविधिले धोइदिने हो। यो पनि त्यही हो, यो पनि त्यही हो, एउटै मेसिन हो यो दुइटै।
1: माड लगाउने यो चाहिँ यो एरिया त्यसमा एकदम तातो हुने एरिया,
0: यहाँ तातो त्यति फिल किन हुँदैन भने ह्युमिडिटी मिलाएरै बसेको हुन्छ तापक्रम चाहिँ। जस्तो यो काम गर्ने पार्टमा चाहिँ एकदम चिसो आउनको लागि त्यहाँबाट यहाँबाट पुरै हावा आइरहेको हुन्छ, आफूलाई जता चाहियो जति चाहियो लिन पाइयो, अनि त्योबाट यो सानो रोलरमा बेरियो। अब यो यसमा
1: अब माड लगाएको
0: साइजिङ गरेर तयार भएको धागो चाहिँ अब यसमा भेरियो, यो बिममा। अब यो चाहिँ कपडा बुन्नको लागि बुन्ने मेसिनमा लैजाने यो भयो। यो मेसिनले त यो उत्पादन गर्दै फाल्दै गर्दै फाल्दै गरेको यो हो, माड लगाएको धागो। यो त कति धेरै बोलेछ, यो तानेर हेर्नुहोस् त, हो लेन काटिने नि छ, आज त यति छ त, यो यति राम्रो कपडा राम्रो। अनि यो बिमलाई चाहिँ यसमा राख्ने हो, यो मेसिनहरूको यहाँदेखि उहाँसम्मको यो मेसिनको काम चाहिँ तानमा धागो भर्ने मेसिन यो। तानमा जस्तो तान सृजन चल्छ नि, तलमाथि तल कुनै चाहिँ अब तिन तानको हुन्छ, कुनै दुई तानको हुन्छ, कुनै चाहिँ डबल हुन्छ, कुनै चाहिँ तिन तालको हुन्छ, कुनै चार तानको हुन्छ, त्यो सबै बनाउने चाहिँ यो मेसिन हो। बसेर टक्क यसलाई बुन्दै बुन्दै बुन्दै आउने, अनि त्यसपछि त्यो सबै एकै ठाउँ बटुलेर अनि यही भित्र राखेर टक्क त्यसलाई निकालेर लिएर जाने, अनि यो चाहिँ यो मेसिनमा हाल्ने। जस्तै यो चाहिँ यो अहिले कतिको छ, यो दुईटाको छ यो, अनि यसैले छुट्याउने, यो माथि जान्छ तल आउँछ, माथि जाँदा एकपल्ट यता बबिन जान्छ, तल आउँदा एकपल्ट जान्छ, गर्दै यो चाहिँ यो भर्ने काम चाहिँ यसको झाँप भर्ने भन्छ यसको। अनि यो एउटा हेर्दा चाहिँ सामान्य छ, यो पत्तीमा एउटा पत्तीमा एउटा धागो राख्नुपर्ने हुन्छ, एउटा धागो छिने पनि यो तल झर्ने बित्तिकै मेसिन बन्द हुन्छ। यो धागो तन्किउन्जेल यो तन्केरी बस्छ, हल्का चिज छ, एउटा धागो छिने पनि यो तल गइहाल्यो, मेसिन बन्द भइहाल्छ,
1: नराम्रो खालको कपडा निस्किने भन्ने चाहिँ हुँदै हुँदैन,
0: त्यसले कन्ट्रोल गरिहाल्छ, अनि जहाँनेरी हुन्छ त्यहीँ गाँसेर फेरि लिएर जाने। यो बुन्ने ठाउँ, अब यो चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ यही हो, कपडा उद्योगको हेर्दा सबैभन्दा ठुलो इलाका यही हो, कपडा उद्योगको मुख्य ठाउँ पनि यही हो, अरू सहायक उत्पादन गर्दै गर्दै आयो, तर कपडै चाहिँ बुन्ने कुरा यहीँबाट बुन्ने हो। अघि जुन स्पेनिङमा थियौँ नि हामी, यही स्पेनिङबाट दुई थरी धागो उत्पादन भयो, एउटा यो उत्पादन भयो, एउटा यो उत्पादन भयो, यो उत्पादन भएको धागो
1: उताबाट
0: घुमेर आयो, यसमा उत्पादन भएको धागो यहीँबाट आयो, यो चाहिँ सो ताना त्यताबाट आयो, यो बाना धागो चाहिँ यताबाट आयो, यो धागो चाहिँ के भयो
1: यहाँ आयो,
0: यो यसमा चाहिँ यसरी राखेर यो भयो, अनि यो यहाँ बस्यो होइन, जस्तो तान चल्छ मेसिन यो यता जान्छ, यता चल्छ यता जान्छ गरेर, अनि
1: यो आवाज त खटाक खटाक कस्तो आउँथ्यो, आवाज आउँथ्यो होला,
0: यहाँ चाहिँ त कान चाहिँ धेरैले थुन्नै पर्ने, कसैले केही पनि सुन्दैन, यो त झड्याम झड्याम झड्याम झड्याम झड्याम हान्ने हो नि त, यो त कसरी हान्ने हो नि त,
1: खुट्टा पनि चलाउनु पर्छ कि पर्दैन,
0: पर्दैन, यो अटोमेटिक हो, सबै अटोमेटिक, हेर्ने मात्रै हो, जस्तो एकजना अपरेटरले एकै ठाउँबाट चारवटा मेसिन हेर्न सक्ने हुन्छ कि, यहाँ राम्रो सिपालुले त 24 वटासम्म पनि आफै नै अपरेटन गर्छ, 24 वटा मेसिन अपरेटन, चाइनिजहरूले लास्टमा ट्रेनिङ दिएर जाँदा उनीहरूले त्यो जसले 24 वटा चाहिँ एक घन्टासम्म बन्द हुन नदिकन चलाउँछ, त्यो उत्कृष्ट कामदार भन्नुभयो।

0: तपाईँले कति वर्ष बिताएको ठाउँ हो
1: यो? बाहिर बनाउने बेलामा 3 वर्ष, 23 वर्षमा 3 वर्ष घट्यो भने 20 वर्ष यो ठाउँमा यही काम गरेर 20 वर्ष बिताएको मैले यही ठाउँमा।
0: तपाईँको त यहाँ आएपछि अनुहारै कस्तो अर्कै भयो नि,
1: भयो यो त उर्वर जिन्दगी हो नि, मलाई बनाएकै यही हो यसैले।

0: यो बिग्रेको केही पनि छैन अहिले पनि, जस्तै यो कतिपय यो चिनबाट आउँथ्यो हामीले यहीँ डिजाइन गरेर पछि बनायौँ यो पनि।
1: अनि तपाईँले त्यो सबै काम कसरी सिक्नु भएको?
0: चाइनिजहरूले।
1: चाइनिजहरूले त्योभन्दा पहिला तपाईँ के गर्नुहुन्थ्यो?
0: होइन, म त त्यो बेला पढ्दा पढ्दै यहाँ काममा लागेपछि त 22 वर्ष यहीँ गइहालेँ, अरू 20 मा त गर्ने कुरै।
1: के पढ्दै हुनुहुन्थ्यो?
2: मैले एसएलसीमा पढेँ, काम सुरु भइहाल्यो, काम सुरु भएपछि थप केही पनि गरेँ,
1: कामै पढ्नु भयो,
2: कामै, अहिलेसम्म पनि त्यही कामै पढ्दै हो।
1: त्यो बेलाको माहौल कस्तो थियो, बनाउने बेलादेखि सुरु हुँदाखेरिको माहौल चाहिँ कस्तो थियो?
2: बनाउने बेलामा जस्तो काम गर्ने छोरी मान्छेहरू चाहिँ पाइँदैनथ्यो त्यो बेला। छोरी मान्छेहरूले कहाँ उद्योगमा काम गर्ने हो र भन्ने हुन्थ्यो त्यति बेर। वरिपरि भएको जो मान्छे पनि छोरी मान्छे आउनुभयो भने गर्न खोज्नेले काम पाउनुहुन्थ्यो, निवेदन दिने आउने, श्रमिक आपूर्ति केन्द्र थियो। हामी त यहाँ खन्दै बनाउँदै गरेको मान्छे, हामी अटोमेटिक निवेदन पनि दिनु परेन। हामी त निर्माण बेलामा छिरेको श्रमिकले गर्दा गर्दै के भयो भने काम गरियो, मेसिन फिट गर्न सुरु गरेपछि त बाहिर घाममा काम गर्नुभन्दा त मेसिन फिट गर्न कति रमाइलो भयो, सिक्न पनि मन लाग्यो। सिक्दा सिक्दै गर्दा बनिसक्यो मेसिन, अनि कपडा बुनेपछि झन् रमाइलो भयो। त्यो मे दिवस आयो, कुनै चाडपर्व आयो, होइन, त्यो त भिन्नै रौनक लिएर आउँथ्यो नि। विश्वकर्म पूजा आयो, पुरै अर्को खाले पूजाको रौनक आउँथ्यो। दसैँ आयो, कपडा वितरणदेखि लिएर अब पेस्की आउनेदेखि अर्को रौनक आउँथ्यो। साप्ताहिक छुट्टी आयो, अर्को रौनक आउँथ्यो। भित्र साथीभाइ बसेर भोजहरू गर्यो, त्यो अर्को रौनक आउँथ्यो। त्यो धेरै किसिमको
1: कस्तो हुन्थ्यो विश्वकर्म पूजा?
2: एकदमै भव्य, हामी सबैजना भएर मनाउँथ्यौँ, सबै शाखाको 2-4-5-7 खसीहरू काट्नेदेखि लिएर तपाईँको त्यो त्यति भव्य, सबै एकै ठाउँमा मनाउने हो। टाइम मिलाएर हामी वनभोज जान्थ्यौँ, फेरि सिङ्गै फ्याक्ट्रीको बसहरू लिएर, त्यो पनि झन् रमाइलो कुरा थियो। एउटा मात्रै यस्तो विषय छैन, त्यो त 20 वर्षको अभ्यास हो। प्रत्येक पाठ पूजाले, प्रत्येक ठाउँले, प्रत्येक यहाँको चाहिँ गतिविधिले अब
1: चिन्छ,
2: अहिले पनि चिनिहाल्छ नि, अहिले पनि थाहा हुन्छ। अनि पछिल्लो बेलामा मैले चाहिँ बाहिर नै अलिकति फेब्रिकेटिङको काम सुरु गरेपछि यहाँ 4-5 हजार तलब आउँथ्यो, बाहिर काम गर्दा 10-15 हजार त्यत्तिकै कमाइ हुने, महिनामा ठिकै छ भने, मैले चाहिँ 20 वर्ष थाहै भएको 20 वर्ष पुगेपछि मैले आफैले राजीनामा दिएर गएको थिएँ। त्यो पछाडि बिस्तारो उद्योग उँभो लागेन, खस्किँदै ठिकै बन्दकै स्थितिमा पुग्यो। करिब मैले छोडेको पनि 8 वर्ष जति यो फ्याक्ट्री चल्यो। हामी एउटा त्यो कुनामा उभिन्छौँ या कतै बसिराखेका हुन्छौँ, होइन, हामी कहीँ बसेर हेरिराख्या हुन्छ। यो अहिले यस्तो छ, यदि उहाँले यसो गरिदिनुभयो भने उत्यो धागो खाली भयो है भन्ने कुरा भयो, होइन, धागो सक्यो भन्ने, धागो मागेको हो, अपरेटरले भन्न जानु परेन, बोल्नु परेन, यो एउटा उठाइदियो भने उहाँ यो चाहिँ यो मेसिन बिग्रियो भन्ने भयो, जहाँ भए पनि उसले देखिसक्यो यो मेसिन बिग्रिया छ भन्ने कुरा। अनि त्यसपछि यो एउटा उठाइदिएपछि ल यो कपडा भरियो है भन्ने, कपडा काट्ने मान्छे यहाँ आइपुगिसक्छ, यो उठाउने पछि कपडा काट्ने आउँछ, यो उठाइदिनु बनाउने आउँछ, यो उठाइदियो धागो भर्ने, त्यो बिम जुन खाली हुन्छ त्यो, अहिले चाहिँ यो सबै उठाउने, यो सबै उठायो भने यो मेसिन खाली छ है भन्ने भयो। यो
1: अहिले चाहिँ सबैमा सबै उठाउने बेला भएको,
2: सबै उठाउने,
1: सबै खाली छ।
2: जस्तो यो यसको आवाज तपाईँको एउटाको आवाज सुन्नु भने यसले यति हेर्नु, यो ठ्याक्क एउटा मेसिनले डबल हान्छ, यो सबै मेसिनले त हानेको हानै गर्दा कति आवाज आउला।
1: 486 वटा
2: मेसिनको यो सिङ्गल आवाज हो, अब यसको डबल आवाजलाई सम्झिनुहोस्, अनि 486 वटा आवाज, त्यति आवाज त एकैचोटि घुम्किने हो।
1: अनि कपडा कहाँ निस्किन्छ त?
2: यो जुन रोलरले कपडालाई बिस्तारो तानेर ल्याइदिन्छ, अनि कपडा चाहिँ यहाँ यसमा उतापट्टि बिचको हामी हेर्न जाउँ, त्यहाँ बिचमा चाहिँ
1: म चाहिँ अलिक बिस्तारै हिँडिरहेको छु है।
2: तपाईँहरू त बिस्तारै हिँड्नुपर्छ, किनभने मेरो त यो लाइन जाँदा पनि हिँडिराखेको ठाउँ

0: अँधेरो भए पनि यहाँ बनाउन गर्न गाह्रो हुन्न।
1: ए हो
0: त्यो चाहिँ हाम्रो जति जस्तो ठुल्ठुलो यहाँ चाहिँ फाइनहरू छ यसको चाहिँ हामी ड्युटी सबै कुराहरू मिलाएर त्यहाँ त अब छ सात सय मान्छे एकै ठाउँमा हुने तिनीहरूको श्वास प्रश्वास हुनेदेखि लिएर तपाईँको यो कपडाहरूको लागि पनि धागोको लागि पनि त्यो नफुलोस् भनेर त्यो टाइट पनि हुनु भएन फुल्नु पनि भएन त्यो यति तापक्रम चाहिँ मिलेर बस्नुपर्ने हुन्छ त्यो तापक्रम मिलाउनुको निम्ति चाहिँ सबै कुराहरू व्यवस्थापन गरेको हुन्छ। यसमा चाहिँ केटा मान्छेहरूले काम गर्ने र मर्मत गर्ने यसमा चाहिँ छोरी मान्छेहरूले आफ्नो ड्रेस चेन्ज गर्ने ठाउँ यो
1: ए
0: अहिले त पिपलको बोर्ड पनि आइसकेछ भित्र आए ठिक एप्रोनहरू हुन्छ नि यहाँभित्र काम गर्दा लगाउने एप्रोन क्याप सबै लाएर काम गर्नु त्यस्तो त मेरो विचार चाहिँ कस्तो भने समाधान खोज्नै मुख्य कुरा हो एकछिन एउटा सेन्टिमेन्टमा आउने छुट्टै विषय हो होइन तर सबभन्दा मुख्य कुरा चाहिँ हामीलाई लाग्छ जसरी भने पनि घाटा लागे पनि चलिदियोस् भन्ने किन हुन्छ भने बाह्र तेह्र सय मान्छेले काम गर्ने ठाउँमा ती बाह्र सय तेह्र सय घर त तपाईँको उज्यालो हुन्थ्यो नि त यो मात्रै छैन तपाईँले नेपाल वनस्पति घिउ उद्योग भन्ने मजाले चलेको उद्योग त्यो बेला देशव्यापी प्रचार भएको अहिले त्यसको खण्डहर छ यहाँ छाला उद्योग नजिकै छ छाला उद्योगको राम्रो प्रपर्टी छ छाला उद्योग बन्द छ अहिले हेर्नुहोस् है त बाँके बर्दिया दुवै जिल्लालाई कपास उत्पादन गर्न लगाएर यो उद्योग चलायो भने के बिग्रिन्छ अरबौँ रुपियाँ सिद्ध्याउनु हुने अरू कुरामा टावर बनाउनु त्यो एउटा टावर बनाउने यहाँ लगाइदियो भने के हुन्छ यो एकदमै विडम्बना भयो कि कसले भन्ने कि यो कसले बुझ्ने यो यति जम्मै जम्मा मानिलिउँ केपिजीले त्यहाँ लगेर त्यो टावर बनाउने पैसा कपडा उद्योगै चलाउनु भएको भए होला यो घाटैमा जाला तर हजार मान्छेका पापानजनाको हिसाबले कतिजना मान्छे बाँच्थे होला त पाँच हजार मान्छेको पाँच हजार हजार परिवारलाई बचाउने काम त यसले गर्ने रहेछ नि अनि कसैले गाउँमा घरेलु रक्सी पारेरै बेचेर आफ्नो बच्चा पढाउँथिन् भने त्यहाँ गएर एक कप रक्सी जसले खाइदिन्छ नि यहाँ काम गरेर गएको पैसाले उसले रक्सी खाइदिँदा त्यो पैसा चाहिँ त्यहाँ गयो क्या त्यो त गाउँमा समेत पैसा पुग्यो नि त्यहाँ उहाँ मात्रै होइन क्या हर नेताहरूले गर्ने कामहरूमा हर सोचाइ चाहिँ त्यो वर्गसम्मलाई पुगेको छैन
1: यहाँ नेताहरू घुम्न आउनुहुन्छ
0: भन्नुहुन्छ हामी गर्छौँ चलाउँछौँ यो त ठिक रहेछ राम्रो रहेछ हेरेर गएपछि त केही सोच आउला भन्ने कुरा
1: आयो कि आएन
0: आएन आउँदै आएन कसैको पनि आएन एउटाको हो र कसैले चिन्ताले आर्टिकल लेखेको भए पनि त हुन्थ्यो नि तर त्यति पनि हात गर्नु उहाँहरूलाई त एकपल्ट कुर्सीमा पुग्यो अब पुग्ने कसरी भन्ने उहाँहरूलाई हुँदो रहेछ बाँकी तल रहेको मान्छेहरूलाई के हुँदो रहेछ भने ए ऊ चाहिँ गइराख्दो रहेछ अब म चाहिँ किन नजाने हेरेको त्यतै छ तल जमिनमा हेर्ने कुरा चाहिँ देखिएन
1: कसैले पनि सोचेन
0: बाबुराम भट्टाईजीले त्यो विषयमा उहाँलाई भेटे सबै कुरा सुनाइसकेपछि उहाँले त्यही बेला निदो गरेर 7 करोड रुपियाँ त्यही बेला छुट्याइदिनु उहाँहरू नेतृत्वमा हुनुहुन्थ्यो अनि 3 करोड आउँदा नआउँदै सरकार पनि गयो मान्छे पनि गयो योजना पनि गयो त्यसपछि फेरि अर्को कसको चाकरी गर्न जाने किनभने राष्ट्रिय भिजन त छैन यसलाई चलाउने भन्ने अनि त्यो नभएपछि व्यक्तिलाई फगायो ऊ गइसकेपछि अनि फेरि अर्कोलाई त मतलबै भने अझ अर्कोले 7 करोड छुट्याइदिएको ठाउँ त जुठो भए जस्तो हुने अर्कोको लागि त्यो ठाउँमा किन गर्ने म नयाँ गर्ने बरु बाटोमा हाल्ने
1: यो यो उद्योग चाहिँ कसरी बन्द भएको
0: युद्ध सुरु भयो युद्ध सुरु भइसकेपछि चाहिँ देशव्यापी रूपमा एउटा नयाँ ढङ्गले अराजकता अनुशासनहीनता पनि अगाडि आयो देश सम्हालिन सकेन त्यो बढ्दै बढ्दै जाँदा यो उद्योग सम्हाल्ने मान्छे नै भएन क्या त्यो बेला चाहिँ म्यानेजमेन्ट हुँदै भएन जसलाई म्यानेजमेन्टको जिम्मेवारी दियो उहाँहरूले नै खुट्टा टेकेर गरिदिनु भएन अप्ठ्यारो बेलामा चाहिँ राज्यले पनि ठेक्न पर्थ्यो राज्यले ठेक्न सकेन राज्य पनि युद्धतिर नै थियो त्यो बेला यो त सुती उद्योग हो जब कपास आउँदैन देशभित्रबाट इन्डिया र चाइनिजको कपडालाई हामीले रोक्न सक्दैनौँ हाम्रो कपडाको कसरी चाहिँ भाउ कम हुन्छ भनेर हामी त्यो कम भाउ बनाउन सक्छौँ।

0: त्यस्तो अवस्थामा त उद्योगबाट उत्पादित चिज बिक्रीमा नजाने भयो, बिक्री नभएपछि तलब खुवाउन नपाइने भयो, तलब समेत दिन नसक्ने भएपछि काम लगाउन नसक्ने स्थिति आयो, हेर्दै लाँदा अनि लास्टमा उद्योग बन्द भयो। त्यो कसैलाई दोष लाउने कुरो भन्दा पनि परिस्थितिले यस्तो ठाउँ खडा गर्यो कि राजनीतिक आन्दोलनहरूले चाहिँ आन्दोलन पछाडि उर्वर भएर चाहिँ भएका चिजहरू विकास भएर जानु पर्थ्यो नि। हामी चाहिँ के आश गर्थ्यौँ भने 62-63 को सम्झौतापछि अब सर्लकै हाम्रो सबै उद्योगहरू चल्छ र सबैले रोजगार पाउँछन्।
1: मन मर्यो तपाईँहरूलाई यो
0: होइन? हामी त कस्तो हुन्छ नि, हामी त जहिले पनि त आशावादी हुन्छ नि मान्छे। यहाँ काम गर्ने हर मान्छेलाई मैले भेट्दा उहाँहरू के भन्नुहुन्छ, उद्योग चल्दियो भने हामी त बुढो भयौँ, हामी त सक्दैनौँ होइन, तर त्यो उद्योग चलेको हेरेर मर्न पाए हुन्थ्यो भन्ने सोच्नुहुन्छ क्या। यो मात्रै हो र यस्तो हजारौँ यस्तो उद्योगहरू छ राज्यले अन्तर्राष्ट्रिय क्षेत्रबाट पाएको सहयोगलाई सदुपयोग नगरेर व्यवस्था गर्थ्यो, सित्तै पाएको चिज जस्तो, यो सित्तै पाएको भने त एउटा परिवारलाई 4 मेसिनको हिसाबले उहाँहरूले कुनै शर्तमा दिए पनि त भयो नि यो मेसिन, अनि यहाँ गोदामै बनाइदिए। यहाँ गोदाम नपाएर बहुराष्ट्रिय कम्पनीहरू नयाँ नयाँ लगानी गरिरहेछन्, उनीहरू त महिनामा 2-4 लाख खर्च गरेर उनीहरू त गोदाम पनि चलाउँछन्, त राज्यकै आमदामी हुन्थ्यो नि त। अब यो प्रविधिको त चिनमा पनि हराइसक्यो, अब अहिले त एयरजेट लगायतको अत्याधुनिक बुनाइ मेसिनहरू आइसक्यो होइन, तर त्यो मेसिन नै हामीले गर्नु छ भने पनि कहीँ देशको एउटा टावर एउटा धराएर बनाउने पैसा हालिदियो भने त हाम्रो त यहाँ मेसिन त फेरि एयरजेट मेसिन भरिन्छ नि त। अब हेर्नुहोस् 2 वर्षपछि यो सबै 486 यो मेसिन छ, 486 बम्बईको एयरजेट मेसिन जस्तो यहाँ राखिदिने भने हुन्छ कि? देश कहाँ पुग्छ त, कसले गर्ने त, कसरी सोच्ने त,
1: कसैले गर्लान् जस्तो लागेको छ
0: खोइ? अहिलेसम्म त देख्दैन मैले त, त्यो गहिराईमै नजाने नेताहरूमा पनि त्यो गहिराईमा नजाने, कमसेकम एउटा कुनै नेताले त त्यो गहिराईमा सोचिदिनु गरिदिनु एउटा नमुना गरिदियो भयो नि। हरिसिद्धि इन्टर टायरलाई चलाएको भए पनि हुन्थ्यो, न बुटवल धागो कारखाना, तपाईँ गैँडाकोटमा भ्रिकुटी कागज कारखाना हेर्नुभयो भने तपाईँ त्यो बिजो आखिर त्यो ठाउँमा केही भएन, भैँसी मात्रै पालिदियो भए नि त हुन्थ्यो नि, चितवनको ठाउँ हो, घाँस पाइन्थ्यो नि, के गरे क्या? कहाँ छ सरकार, कहाँ छ मान्छे, कहाँ छन् नेता? यो कथा व्यथाकै शिकार हो यो। यो मात्रै होइन तपाईँहरूको यो हेटौँडा औद्योगिक क्षेत्र भएको, अहिले 8 उद्योगहरू अरू पनि यस्तै छन्
1: भन्दछन्।

0: कस्तो राम्रो राम्रो मेसिनहरू पठाइदिएको है उबेरमा पनि
1: एकदम। यो कस्तो भने धेरै प्रविधि नभएको अनि हाम्रो जस्तो मुलुकको लागि, हाम्रो त विकासशील मुलुकमा रोजगारी पनि चाहिने, उत्पादन पनि चाहिने, दुइटै कुरो मिलाएरै पठाए उनीहरूले। अत्याधुनिक मेसिनमा चाहिँ त्यो मेन पावर कम लाग्छ, यसमा मेन पावर लाग्छ, मेन पावर लागे पनि स्थानीय मेन पावर लाग्छ अनि स्थानीय कच्चा पदार्थ खपत हुन्छ। त्यो भनेको चाहिँ के भने चाइनिजहरूले अत्यन्तै ठुलो सोचले दिएको उद्योग हो यो, हामीले त्यही जतनले चलाउनु पर्थ्यो तर सकिएन। अहिले पनि थुप्रै उद्योगहरूमा केही चिज पब्लिकले चलाउँदा चल्ने, सरकारले चलाउँदा नचल्ने त होइन नि। सूर्यटुवाको चल्ने, जनकपुर चुरो काठ नचल्ने त होइन नि। यो काठको रोलर हो, यो रोलरमा कपडा चाहिँ बेरिने हो, यसमा बेरिएको कपडा चाहिँ यहाँ आएर बस्छ यसमा, अनि यहाँ चाहिँ मिटर नाप्ने, यो कति मिटर भयो भनेर मिटर गर्दै लेख्ने, यसबाट त्यो मिटर गर्ने र अनि यो चाहिँ पट्याउने, फेरि प्रति एक मिटरमा यहाँ फोल्डिङ हुन्छ, अनि पट्टिएको कपडा ठ्याक्कै राखेर रा, अनि प्याकिङ गर्ने पठाइदिने।
0: यहाँ चाहिँ सादा सेतो कपडा मात्रै हो,
1: सिधै कोरा कपडा बजार पनि गयो यहाँबाट। अब रङ लाउने चाहिँ अरू तल छ, अरू शाखाहरू छ। कपडा चाहिँ एक टुक्रा पनि बाँकी राख्नु भएन छ। अब चोर्ने मान्छेले नि दया नै गर्नुभएछ जस्तो लाग्यो, यो त चोरी नै हो, यसरी त हटाएको छैन नि त कपडा। ल, एक टुक्रा कपडा चाहिँ देखियो, यही नि हो ल, यो तयारी कपडा।

0: यति वर्ष खिँदा पनि यस्तो
1: तपाईँलाई यहाँको सबैभन्दा मिठो सम्झना भन्नु न?
0: नमिठो नै केही छैन, सबै कुरो जे सम्झे पनि यसको चाहिँ अविस्मरणीय नै हुन्छ क्या। मेरो श्रम जिन्दगीको सुरु नै यहीँ गरेको हो। म र मेरो परिवार दुवैजना यहीँ काम गर्थ्यौँ। उनी त स्पेनिङको अपरेटर थिइन्, म यहाँको मेकानिक थिएँ। बच्चाहरू यहीँ हेटेक्स इङ्ग्लिस स्कुलमा पढ्थे, पढाइ पनि राम्रो थियो। छ त्यही बच्चाहरू आज डिग्री पास गरेका छन्। यो जिन्दगीको सुरुवात र अन्त्य नै यसैको प्रारूप भए हुनाले यहाँ अविस्मरणीय नै छ सब कुराहरू।
1: के हो यो?
0: यो एउटा असाध्यै महत्त्वपूर्ण ठाउँ हो यो। यहाँ यो पल्ने बेलामा कोही पनि मान्छेहरू यहाँ आउनै सक्दैन। यहाँ यो फाइन हो, यसको आवाज यति ठुलो आउँछ कि तपाईँको अब हेलिकप्टर भन्दा अलिकति बढी आवाज। यो भरि पानी हुन्छ यहाँ यो सबैमा, यो ट्याङ्की हो, यो उतासम्म छ। यो तल पानी छ अनि यहाँ चाहिँ पानीको फोहरा यसले हावा दिन्छ अनि त्यो पानी पानीलाई चाहिँ एकदम पुरै चिसो बनाइदिन्छ। र त्यो चिसो बनाएको पानी हावा चाहिँ यसको तलबाट जान्छ फेरि।
1: अनि यो तापक्रम मिलाउनलाई हो यो?
0: हो, त्यो अघि मैले ह्युमिडिटी भने नि, यही एयर कन्डिसन, यही यही फ्यान चलेर
1: एयर कन्डिसनर यो भनौँ,
0: यही यही फ्यानबाट उत्पादन हुने। यसले हावालाई सक गरेर पानीको फोहराबाट अनि उतापट्टि लैजाने हो। तातो चाहिँदा चाहिँ बोइलरबाट ग्यास ल्याउने हो, होइन, बोइलरको तातो हावाभित्र छोड्ने हो, अनि जब चिसो चाहियो अनि यो चलाइदिने। यो माथिबाट यो पुवालहरू ठाउँ ठाउँमा छ नि, यसको चाहिँ यसैबाट आउँथ्यो र यस्तैबाट यो सबैतिर जाने हो।

0: 2051
1: 12-10 हेटौँ कपडा उद्योग कति मिटर भयो भनेर उहाँले चाहिँ यसरी लेखेर दिनुहुन्थ्यो।
0: यो त इभिनिङ साखाको
1: फेरि यहाँ भित्र भएको सामानहरू सबै त्यतिकै फालेको छ। काम पाइने जति सबै धेरै जस्तो सामानहरू चोरेको हराएको पनि देखिन्छ यहाँ।

सामान्यतया यो सामान्य स्याहार सुसारले पनि यो उद्योग राम्रै हुन्थ्यो, सबै भद्रकोले भाषा कमसेकम सफाइमा दुई चारजना मान्छे राखिदिने हो भने पनि उद्योग चाहिँ एउटा स्तरमा बस्थ्यो। यो सबै चिज अहिले देशको कुनै न कुनै ठाउँमा उपयोग भइरहेकै छ, यो खेर फाल्नुपर्ने कुनै चिजै छैन। त्यसरी यो त अहिले कौडीको मूल्यमा पाउने जस्तो गरेर फालिएन, यत्तिकै कसले हेर्ने? यहाँ कोही त हुनुपर्ने गार्जेन, कोही पनि छैन। आज होला, भोलि होला, पर्सि होला, तर त्यो मान्छे कुर्ने मान्छे कुर्या कुरे, यो उद्योगले पनि त्यसै गरी कुरिरहेछ कुहाउला। जेन्जीहरूले त्यत्तिकै विद्रोह गरेको होइन, केही ध्वज त भएको छ, केही भएको छ। म त एक इन्च पनि उहाँहरूलाई दोष लगाउने ठाउँ देख्दिनँ क्या। यति सामन्ती मनोविज्ञान जकडिएको छ कि त्यो जकडिएको ठाउँ न त्यही हो कि भन्ने उहाँहरूलाई शङ्कै थियो कि, त्यसलाई तोड्न पायो भने नफर्किन्छ कि भन्ने। तर अहिले फेरि पनि उहाँहरू दङ्ग पर्नु भएको छ, अझै तपाईँको त्यो सामन्ती सोच अझै फर्केको छैन कसैको पनि। त्यही सोचमा फेरि त्यही बाटोमा अलि दिन त सोच्नुभयो, तर अलि दिनपछि अहिले हेऱ्यो भने अधिकांश मान्छेहरूको मनोवृत्ति फेरि त्यही राणाकालीन सामन्ती सोचमै छ। यो उद्योग यस्तो हुनुको अर्थ हाम्रो देश यस्तै छ भन्ने हो नि त, यो त नमुना हो नि। यो उद्योग जस्तो छ हाम्रो देशको अनुहार यस्तै छ, कोही आउनुपर्छ, कसैले फेर्नुपर्छ। एकातिर त्यस्तो छ, अर्कोतिर अघि मैले भने जस्तो गरिबीको खाल्टो छ, यही चिजले विद्रोह जन्माउने हो नि त।

पर्छ। अब आउने सरकारले गरेन भने अहिले जति ध्वस्त भएको छ नि योभन्दा धेरै ठुलो ध्वस्त हुन्छ। यो चाहिँ हाम्रो बोइलरबाट स्टिम आउने ठाउँ हो, यो असाध्यै महत्त्वको ठाउँ। मैले ह्युमिडिटी तापक्रम मिलाउने भने नि यहीँबाट खोलेर चाहिँ यो तापक्रमहरू कुन ठाउँमा कति पठाउने, कति गयो भन्ने कुरा हुन्छ र यो चाहिँ यो मेन पाइनल ठाउँ, यो इलेक्ट्रिकको मेन स्टेसन, यहीँबाट पुरै उद्योगभरि यो विद्युतको चाहिँ सप्लाई हुने सब स्टेसन जस्तो। यो चाहिँ यसमा हजारौँ यस्तो सानो सानो चाहिँ उपकरणहरू छन् जुन मार्फत कुनै एउटा शाखाको मात्रै काट्नु पऱ्यो भने यहीँबाट काट्नु पऱ्यो, दिने पनि यहीँबाट हो सबै कुराहरू। यहाँ यो त एक किसिमले भर्खरै युद्ध सकिएको मैदान लड्ने पढिरहेछ, झुन्डिने झुन्डिरहेछ, गल निकलिरहेछ। अबको केही समय यतिकै छोड्ने हो भने त पुरै उद्योगको हालत यही हुने स्थिति छ। मेन्टेनेन्स गर्ने ठाउँ, काम गर्दा गर्दै सफा गर्दै बनाउँदा बनाउँदै यतिकै छोडेर मजदुरहरूको विदाई भएको छ।

0: रंगाई तथा छपाई विभाग
1: 18-18 को सिटिङ भयो, सर्टिङ भयो, ड्रिल भयो. सिटिङ सर्टिङ ड्रिल भनेको पोइन्टको लागि हुने कपडा, सर्टिङ भनेको त्यही भएर सिटिङ सर्टिङ ड्रिल भनेको. 18 काउन्ट भनेको त्यसको चाहिँ त्यो धागोको के अरे मोटाइ,
0: कुन धागोले
1: कुन काउन्टको धागो, कुन नम्बरको धागोको बनाए. यहाँ बसिसकेपछि यो कपडा चाहिँ सर्र यो माथि गएर अनि कपडा तल आएर अनि यो भित्र चाहिँ अब यहाँबाट त्यो सिसा जस्तो हुन्छ, यहाँ सिसामाथि चाहिँ आगोको ज्वाला नै राखेको हुन्छ. त्यहाँ त्यो जुन कपडा बुन्दाखेरि पनि निस्केको भुवाहरू हुँदैन, तल माथिको माथिबाट पनि तल पनि आगोले सुर हान्ने
0: क्याधुराधुरी
1: छ नि, त्यो सुर जल्छ. यो जलिसकेपछि अनि अनि यहाँ आउने बित्तिकै यहाँ पानीमा अब चोबलिहाल्यो यो. अब यहाँबाट धुन सुरु भएको कपडा हजारौँ मिटर कपडा यसमा थुप्रिन्छ, यसैमा यसैमा, अनि यहाँबाट फेरि यो कन्टिन्यू नै जान्छ. यो त्यो जलाउने झुरामुरा हटाउने र अनि मार पखाल्ने काम यसबाट सक्यो. अनि यो कपडालाई चाहिँ के गर्ने भन्ने यसको तिनवटा बाटोहरू छ. एउटा चाहिँ यति धोइसकेपछि धोएको कुरा कपडा पठाइदिने, मार हटाएको अघि मार भगै पठाइदिएको थियो, यसबाट त्यो धोएको कुरा कपडा पठाइदिए भयो. त्यसलाई क्लोरिङ हालेर एकदम सेतो बनाउने हो भने यहाँदेखि पलसेरसम्म पुगेर अनि त्यहाँबाट घुमेर यहाँ आइपुग्दा चाहिँ टक टकाउँदो नैनेसु जस्तो कपडा यहाँ निस्क्यो. अब कसैलाई सेतो मात्रै कपडा चाहियो भने अब यहीँबाट पास भयो, पहिलो भुइँबाट पास भयो, दोस्रो यहाँबाट पास भयो, तेस्रो यहाँबाट पास भयो,
0: तिन थरी निस्के कपडा
1: तिन थरी. अनि यहाँ चाहिँ अब टेक्क पारेको कपडालाई चाहिँ अब यता ल्याउने हो. यसमा त्यस्तो कपडालाई ल्याएर यति मेसिनहरूमा चाहिँ एक एक रङ जे गरे पनि गर्ने, हरियो निलो रातो साडी जे प्रिन्ट गर्ने हो एक रङ प्रिन्ट यहाँ गरिदिने हो. यसमा चाहिँ सिङ्गल रङ लगाउने, रङ बनाएर ट्रेमा हालिदिइसकेपछि यो रोलरमा बेरिन्छ कपडा, यो रोलरबाट बेरिएर त्यसमा बेरिन्छ, त्यसबाट फेरि यो क्या उल्टो सुल्टो उल्टो सुल्टो दुई तिन राउन्ड गरेपछि सबैतिर रङ लाग्छ अनि सुकाउन लैजाने. यहाँ रङ भएको रोलर हुन्छ नि त्यसलाई सुकाउने ठाउँ मेसिन चाहिँ यो, फेरि यसले यो पाइपबाट स्ट्रिम गएको हुन्छ यो भित्र, अनि यो रोलर रोलक्क तातेको हुन्छ, यो तातेको रोलरमा कपडा लाग्दा अनि त्यही सुक्दै जाने हो. यो चाहिँ चाइनामा पनि थोरै भएको मेसिन मात्र हो, यति महँगो यति महत्त्वको मेसिन हो यो. अब यो अहिले कौडीको मूल्यमा यहाँ फालिएको जस्तो छ.

0: यसलाई चाहिने कति कलर बनाउने हो सबै रङको यहीँबाट जस्तो 1, 2, 3, 4, 5, 6, 7, 8 भने 16 कलरसम्म एकैचोटि प्रिन्ट गर्न सक्छ यो मेसिनले. कपडामा बुट्टा हान्ने,
1: कपडामा बुट्टा
0: बुट्टा हान्ने, सादा भएपछि रङ्गिन भयो. हामीले साडी बनाउँदाखेरि साडीलाई एकपल्ट यहाँ घुमाउनु पर्ने हो. के को निम्ति भन्दा त्यो पारीको लागि. त्यो चाइनिजहरूले भन्थ्यो चाइनामा पनि यो थोरै मेसिन छ, यो त्यस्तो राम्रो मेसिन हो. एक ताका त 8-10 जना भन्दा बढी आर्टिस्टहरू निरन्तर खट्नुपर्ने
1: बुट्टा बनाउनु,
0: बुट्टा बनाउनु. उनीहरूलाई कस्तो कस्तो डिजाइन निकाल्न सक्छन् आफैले हेर्ने, बुट्टा निकाल्ने, बुट्टा निकालेर कम्प्युटरमा हाल्ने, रोलरमा प्रिन्ट गर्ने.
1: के रहेछ यहाँ
0: आर्टिस्टहरूले निकालेको यो डिजाइन हो कि? यहाँ यिनीहरूले डिजाइन यो जुन निकालेका छन् नि, यो कतिपल्ट छाप्नु पर्यो भनेर यो कुरा गरे कि यो कतिपल्ट छाप्नु र कसरी यो मध्ये कुन कलर गर्ने भनेर. अब यो 192 नम्बरको कुनै एकजना आर्टिस्टले निकाल्नुभयो यो, होइन? उहाँले यो बेस सबै कुरा दिनुभयो. अनि यो कुन ढाँचामा निकाल्ने भने यो पनि अप्सन दिनुभयो. एक एक कलाकारहरूले पहिले यो डिजाइन बनाएर कम्प्युटरमा हालेर कम्प्युटरबाट अनि रोलरमा कुदेर

0: कहाँ कहाँ जान्थ्यो सर यो कपडाहरू?
1: माग पुरा गर्न सक्दैन थियो उद्योग चलन्जेलसँग. कति बोल्यो छ अहिले पनि आवाज आउँछ. प्योर सुती हो, नेपालगञ्जको कपासको कपडा हो सबै. यो मेसिनको काम चाहिँ कपडाको अरजलाई तन्काइदिने कि. त्यता खुम्चेको ओरेको केही भाग कपडा हुन्छ नि, आफ्नो गजबाट दायाँ बायाँ गएको, त्यसलाई चाहिँ आफ्नो जे साइज हो साइजमा ल्याइदिने यसले. यसले साइजमा ल्याइसकेपछि यहाँ चाहिँ अब लास्टमा यो कपडाहरूलाई चाहिँ गुणस्तरको छ कि छैन, अगाडिबाट डबल लाइट दिएर त्यो कपडा चाहिँ ठिक छ कि, हामीले बजारमा पठाउँदा त्यो कपडा ठिक छ कि छैन फाइनल यहाँ चाहिँ चेक गर्ने. सबै हेरेर आएपछि अनि यसले चाहिँ फोल्डिङ गर्ने. अब यहाँ यहाँ एक एक मिटर गरेर यहाँ पट्याउने. पट्याइसकेपछि अब कति मिटर भयो भनेर गणना गरेर लेखेर अनि यहाँबाट चाहिँ अब यो डिस्टेन्स. सर्वाङ्ग उत्पादन हो यो. कपास लगेर त्यो त्यो तपाईँलाई देखाएको ढोकाबाट जुन कपास छिर्यो त्यो कपास बिहा भएको फोहोर भएको कपास छिरेको हो, र यहाँ आउँदा यो खाले रङ्गिन भएर यो ढोकाबाट निस्केको. आज पनि यसको चाहिँ मजबुती सुन्नुहोस्, यो करिब करिब 20 वर्ष पुरानो हुनुभएको थियो यो कपडा. यो कपडा यहीँ निकाले प्रिन्ट कपडा. अहिले खुब चलेको छ नि महिलाहरूले लगाउने सुरुवाल. यो सुतीको यो प्रिन्टको सुरुवाल बनाएर बेच्ने हो भने 1,00,000 पिस त तपाईँको हिँड्दा हिँड्दै बिक्री हुनेवाला छ. त उद्योग कसरी चल्दैन? कति धेरै नेग्लिजेन्स छ क्या यो. ल, द इन्ड भयो.

0: उद्योगको दयन चाहिँ कहाँ भएको थियो?
1: यो उद्योग चाहिँ 2032 सालमा यसको सम्झौता भयो। 32 सालको अन्त्यदेखि 33 सालदेखि यो बन्नै सुरु भयो। 34, 35, 36 यो बनेर 35 अन्त्यतिरै बनेर यो सक्यो। 36 सालदेखि यो चाहिँ प्रोडक्सनमा गयो। 36 46 सालसम्म यो उद्योग राम्ररी चलेर 46, 48 त हामीले 2 बोनस पनि खायौँ। 48 सालसम्ममा राम्रैसँगले उद्योग चल्यो। अनि 48 भन्दा 49, 50, 51 हुँदै हुँदै 54 पुग्दाखेरिमा उद्योग अलिअलि ढलबलाउन थाल्यो। सरकारको र कर्मचारीहरूको प्रशासनहरूको खासै ध्यान भएन। त्यहाँ माओवादी युद्ध सुरु भयो। दोहोरो लडाइँ चाहिँ सुरु भइसकेपछि अनि त्यो मारमा यो पनि पर्यो। यो पर्दै जाँदा 54 यसको स्थिति मजाले खस्केर करिब 58 गइसकेपछि यो बन्द प्रायः नै भयो। 58, 59, 60 बन्द रहेर

मान्छेहरू यसो आउने जाने गरे, अन्तमा यो 64 त पुरै नै बन्द भयो। आफ्नो शरीर आफैले सम्हाल्न नसकेर लड्ने कुनै चिज हुन्छ भने यो उद्योग ठिक त्यही चिज लाग्यो क्या। अरू सम्हालिदिने कोही पनि भएनन्। एक एक अङ्ग यस्तो बिग्रिँदै गयो कि त्यो अङ्ग उपचार गर्न नि सामान्य उपचारले सक्दैन। एक एक गर्दै धेरै अङ्ग बिग्रिँदै गएपछि कहिलेकाहीँ गाउँघरतिर ठुलो गाई भैँसी किनेर लिएर आएको हुन्छ नि, जुन भैँसी एक एक गरेर लडिसकेपछि उसलाई उठाउने तागतै हुँदैन। कोवलपुरको एउटा किसान जसको 10 कट्ठा जमिन छ, त्यो 10 कट्ठालाई एकीकृत गरेर कपास खेती, एकीकृत कपास विकास समितिले त्यो खेती गरायो, खेती लगायो। अर्को वर्ष सुन्दा कपासको भाउ घट्यो, अर्को वर्ष सुन्दा त खोइ कताको उद्योगै बन्द भयो अरे, अब जाँदैन अरे कपास, अब लाउनु पर्दैन अरे भनेपछि अब ठुटा काटेर अनि जौ रोप्नु परेन अथवा मकै छर्नु परेन। उनीहरू त अहिलेको पछिल्लो विकसित औद्योगिक आश्रयमा पुगिसके मान्छे फेरि परम्परागत कृषिमा फर्किनु पर्यो। त्यो कति ब्लन्डर फिर्ता छ, त्यो खपिसक्नु फिर्ता नै होइन नि, त्यो फिर्ता भएन, ब्लन्डर फिर्ता हो। त्यो राम्ररी गहिरिएर त्यसलाई राज्यले अध्ययन गर्ने कुरा गरिदिएको भए यो त हुँदैन थिएन। जरा पनि हाँगोले पनि माथिको छानुहरू बिगारले, पुरै कपडा उद्योगभरि गुलमर फुलेर रातम्मे हुँदा र रङ्गीन मान्छेहरू पुरै काम गरेर फर्किँदा रङ रोकनले झिलिक्क भए फ्याक्ट्री, त्यो बेला त यो चाइनिजहरूले दिएको अनुपम नमुना थियो नि, यो चान्चुने चिज थिएन। चाइनिजले दिँदा पनि उनीहरूले कम सोचेर दिए होइन, मैले तपाईँलाई धेरै भने नि, अनि हाम्रो लागि पनि कम महत्त्वको थिएन यसलाई। चीन राष्ट्रले नेपाललाई दिएको उपहार ठानेर यसलाई कुनै हालतमा बिग्रिनु दिनु हुँदैन थियो। चिनको चिनो हो नि त यो त।

0: यो ठुली उकाली दामोदर पहाडको उकालोले सातो खाएको छ। यो वरिपरि यो बालुवै बालुवा भएको सबै यो बालुवाको ढिस्कोहरू परपरसम्म यसरी नै उठेको छ। अर्कै संसार अर्कै दुनियाँमा आएको आवाज हुन्छ
1: यो यात्रा दामोदर कुण्डको। यति चुनौतीपूर्ण यात्रा तर यहाँ हिँड्नुको नतिजा पनि गजबकै पाइन्छ। दामोदर कुण्ड पर्यटक जान्छन् तर हिँड्दैनन्, घोडाबाट मात्र सम्भव ठानिन्छ यताको यात्रा।
2: जय दामोदर कुण्ड,
1: घोडा चढ्नुपछि कारण छ। यो एकै दिनको यात्रामा 5200 र 5700 मिटरको दुईवटा पास तर्नुपर्छ। हिँडेर जानु मूर्खतै मानिन्छ तर हामीले यही मूर्खै नै रोज्यौँ हिँडेरै दामोदर कुण्ड पुग्ने। यात्रा गाह्रो असम्भव होइन तर यो यात्रा हिँडेपछि पुग्ने गरी नै हिँड्नुपर्छ। बिचमा कुनै सहारा पाइँदैन, बिचमा बास बस्ने कुरै हुन्न, ओत लाग्ने ठाउँसम्म छैन।
0: यो डाँडा पट्नुपर्छ, हुन चाहिँ अब यो सानो देखिएला तर अब निकै छ। जे होस् यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि
1: पहिले 5200 मिटर उक्लिने र तल झर्ने, त्यसपछि 5700 मिटर उक्लिने अनि फेरि 5000 मिटर झर्ने। भन्न सजिलो तर यो लेकमा हिँड्न गाह्रो। हामीले 13 घन्टा लगायौँ दामोदर कुण्ड पुग्न। यो यात्रामा लिन सक्ने जति सबै अनुभव पाइयो। दामोदर कुण्डको सामिप्यता पाइयो, चक्र कुण्डको यो प्राकृतिक चक्र देख्दा दङ्ग परियो, बालुवाको मरुभूमि कटेर यहाँ आइपुग्दा अन्त काहीँ नपाइने कुराहरू भयो।
0: सातो ठाउँमा हुने चिज हो त्यो, यहाँ फल्नु भनेको चाहिँ यहाँ त अब यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ अचम्मकै कुरो। तपाईँहरूको गाउँतिर पनि कुछ हुँदैन नि
1: त? ल आउनुहोस्, आज अचम्मको ठाउँहरू घुमौँ। दामोदर कुण्ड कसरी पुग्न सकिन्छ त सम्पूर्ण रूपमै हेर।
0: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु।
1: पोखराबाट हामीले हिमालपारीको जिल्ला मुस्ताङ प्रवेश गर्यौँ। मुस्ताङको सजिलो ठाउँका धेरैवटा स्थान घुमिसक्यौँ हामीले। अप्पर मुस्ताङको लोमान्थाङ छेउको यो चराङ गाउँ हो। यहाँबाट एकतर्फ लोमान्थाङ हुँदै चिनको कोराला

0: कष्टकर जोड्ने सडक जान्छ, तर हामी यहाँबाट पूर्व छिर्नेछौँ। केही मोटर सडक र फेरि कष्टकर पैदल यात्रा गर्नेछौँ। अब
1: हामी अहिले चारङ गाउँमा छौँ। चारङ गाउँबाट हाम्रो यात्रा दामोदर कुण्डको एकदमै चुनौतीपूर्ण यात्रा छ, किनभने हामीले 5600 मिटरको पास, 5200 मिटरको पास तरेर फेरि तल झरेर दामोदर कुण्ड पुग्नुपर्छ। लेक लाग्ने समस्या उस्तै छ र अहिले चिसो उत्तिकै छ, माथि बर्खाको मौसम हो। तर दामोदर कुण्ड जाने समय पनि यही हो। हामी यहाँबाट अब फेरि यारा घारा गाउँ कट्दै माथि ठाटीमा बस्ने हाम्रो आजको योजना छ। हामी घाराभन्दा पनि केही अगाडिसम्म चाहिँ मोटरसाइकल जान्छ भन्ने सुनेका छौँ। अब यो उकालोमा फेरि तान्दिरहेका दुईजनासँग एउटा मोटरसाइकलमा प्रयास गर्दैछौँ, कहाँसम्म पुग्नेछौँ, र त्यहाँबाट फेरि पैदल हिँडेर आज ठाटी पुग्ने योजना छ। बिहानै हामी यो चराङ गाउँबाट निस्किँदैछौँ।
0: हामी अघि बढ्यौँ दामोदर कुण्ड लक्ष्य राखेर। यो चराङ गाउँ दामोदर कुण्ड जाने आधारको गाउँ हो, जुन पोखराबाट लोमन्थाङ आउने मुख्य सडकमै पर्छ। गाउँ सकियो, तल खोस रहेछ, हामी खोला झर्नुपर्ने रहेछ। अब सडक अवस्था र पदमार्गको विषयमा हामी अनभिज्ञ नै छौँ, सोध्दै खोज्दै नै जानुपर्ने अवस्था छ। हेरौँ पुगिएला जसरी पनि। हामी तल झरेर नदी किनारमा आयौँ। यो सायद कालीगण्डकी नै हुनुपर्छ, कालीगण्डकी या यसको कुनै शाखा नदी हो यो। हामी नदी किनार नै बढ्यौँ, जानुपर्ने त अर्कोतर्फको पहाडतिर हो। यहाँ नदी तर्ने पुल यता रहेनछ, सायदै पर कतै पक्की पुल होला। यताको भूगोल यस्तो छ, हरियालीको कुनै नाम नै छैन, कस्तो डाँडाहरू छन् वरपर सबैतिर। वारी यस्तो, पारी पनि त्यस्तै नै छ।

0: पुल तरेर हामी यो वल्लो भित्तामा आयौँ। यता हामी जानुपर्ने त उचाइतर्फ नै हो। यता केही हरियाली छ, यहाँ सानो गाउँहरू पनि रहेछन्। सुर्खाङ गाउँ र धी गाउँ देखियो।
1: अब कता जाने र? दुईटा बाटो छ, हामी अल्मल्यौँ यहाँनिर। अब यता सुर्खाङ भनेर चाहिँ लेखेको छ, अब यहाँ अर्को दो बाटो छ, तर के समस्या भने अलि तलतिर पनि हामीले एउटा बाटो छोड्यौँ। यहाँ एउटा म्याप त छ, म्याप मैले हेरेँ, तर म्यापमा के छ भने दुईवटा बाटो मात्र छुट्याएको छ। अब त्यो दुईवटा बाटो यो हो कि दो बाटो त्यो हो, अब यसो नलाई मान्छे पनि भेटिएन, अब के गर्ने।

0: हामी जानुपर्ने त उचाइतर्फ नै हो, त्यही भएर उकालो बाटो लियौँ र बढ्यौँ। कोही भेटिए सोध्नेछौँ, बाटोको जानकारी लिनेछौँ।
1: यो यार यस्तो यो चराहरू बस्दो रहेछ त्यो दुलोमा, हेर्न गिद्ध गिद्ध बस्दो रहेछ, चिल हो कि गिद्ध हो यो? त्यो दुलो दुलोमा त गिद्धहरू चिलहरू बस्दो रहेछ यार।
2: यो गिद्धको त तपाईँहरू गिद्ध लामो हुन्छ होइन,
1: यो चिल जस्तो लाग्छ चिल होला यो।
0: हामी यारा गाउँ सिर्दैछौँ, यारा पुगेपछि निश्चित भयो हामी सही बाटोमै छौँ। हामीले यारा र घारा दुईवटा ठुला गाउँ पर्नुपर्छ भन्ने जानकारी लिएका थियौँ। यो यारा गाउँ वरिपरि सबै पहेँलपुर फुस्का डाँडाहरूको बिचमा हरियाली स्थानमा बसेको छ गाउँ। यताका परम्परागत घरहरू अत्यन्त राम्रो लाग्छ मलाई, यी माटोको घरहरू। गाउँ राम्रो छ, सुविधा पुगेको छ, सडक विद्युत सबै, हाल त चिन नाका खुलेको छ, व्यापार सजिलो छ। यस्ता चिनिया मोटरसाइकलमा चिनकै व्यापारीले सामान पसलसम्म पुर्याइदिन्छन्।

यारा र घारा दुई गाउँ बिचको यो स्थान निकै रमाइलो लाग्यो। रोकिएरै हेर्यौँ हामीले, पर परसम्म आँखा अगाउँझेल हेर्न पाइने। हामी तल झरेका थियौँ, फेरि केही उचाइ लिँदैछौँ। सडक छेउ ससाना यस्ता बोट बुट्यानहरू थपिँदै गयो। अब यस्तै बुट्यान र हरियो चौर पशुका निम्ति चरण क्षेत्र हुन्। यता घोडाहरू चढ्दै गरेको देखियो। दामोदर कुण्ड पुर्याउने घोडा यिनै हुन्। हामी घारा आइपुग्यौँ।

0: ठूलो बस्ती देखिँदैछ घारामा। सबै उस्तै माटोका घरहरू भएको गाउँ छ यो। समुद्री सतहभन्दा करिब 3900 मिटर उचाइमा अवस्थित घारा गाउँ दामोदर कुण्डतर्फको यात्रामा यो नै अन्तिम गाउँ हो। अब यसअघि निर्जन ठाउँ छ। दामोदर कुण्ड जाँदा पर्यटकहरूले प्रायः घोडा रोज्छन्। घोडाको बन्दोबस्त यतै गर्नुपर्ने हुन्छ। यस यात्रामा दुईवटा अग्ला डाँडाहरू कट्नुपर्ने हुन्छ, एउटा 5200 मिटर अग्लो र अर्को 5700 मिटरको। हिँडेर जाँदा निकै कसरत गर्नै पर्छ, जोखिम उत्तिकै रहन्छ। त्यसैले यतै गाउँतिरै घोडाको बन्दोबस्त गर्नु उचित हुन्छ।
1: समुद्री सतहदेखि करिब 3900 मिटर माथि आइसकेका छौँ हामी। यो गाउँलाई घारा भनिन्छ। अब घारा चाहिँ दामोदर कुण्ड जानको लागि अन्तिम गाउँ पनि हो। यहाँदेखि माथि गुम्बा छन्, तर बस्नको लागि ठाँटीहरू छन्। अहिले यो साउनको समयमा चाहिँ मुक्तिनाथ मन्दिरद्वारा चाहिँ यहाँनिर चाहिँ खाने बस्ने सुविधाहरू प्रशस्त छ, ठाउँ ठाउँमा छ। अब हामी यहाँनिर खाना खान्छौँ, अलिक अगाडिसम्म चाहिँ मोटरसाइकलै पुग्ने भन्ने जानकारी पायौँ। त्यो कारणले हामी मोटरसाइकलमै केही अगाडिसम्म जान्छौँ भने त्यहाँबाट चाहिँ पैदल हिँड्नुको विकल्प छैन।
0: अन्तिम गाउँ घारा निकै पृथक देखिन्छ। वरिपरि फुस्रो पहेँलो जमिन बिच बसेको घारा गाउँमा थोरै खेतीयोगी जमिन देख्न सकिन्छ। तलबाट खोला बहनाले पानीको स्रोत छ। पानी नहुँदो हो त यस्तो स्थानमा बसोबास सम्भव नै हुँदैन। कुनै अरबी मरुभूमि समान देखिन्छ यो स्थान। हामीले घारामा खाना खायौँ। यहाँ खाना खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू छन्। सडक यहाँसम्म मात्र छैन, माथिको डाँडासम्मै पुगेको रहेछ। हामीले माथि डाँडासम्मै मोटरसाइकल पुर्याउने निधो गर्यौँ। घोडा लैजाने र नलैजाने भन्ने विषयमा हाम्रो पनि सल्लाह भयो। अहिलेको मूल्य अनुसार प्रति घोडाहरू 10,000 पर्दो रहेछ। माथि गाडी पुग्ने अन्तिम स्थानबाट घोडाले सवार गराउने रहेछ। ओह्रालोमा झर्नुपर्ने र उकालोमा मात्र घोडाले चढाउने हुँदो रहेछ। यहाँ गाउँमा बुझ्दा सबै पर्यटक घोडामै जाने गरेको बुझ्यौँ, तर हामीले आफ्नो खुट्टामा विश्वास राख्यौँ, हिँडेरै जाने दुस्साहस गर्यौँ।
1: लाग्यौँ हामी खाना साना खाएर यो घाँडा गाउँबाट, थाहा छैन कहाँसम्म मोटरसाइकल पुग्छ, जहाँसम्म अन्तिम पुग्छ त्यहाँसम्म पुर्याउनेछौँ। र आज कसेर हिँड्नुपर्छ माथि पुग्नलाई, किनभने अलिकति ढिलै भइसक्यो। भरे जो 7 सम्ममा हामी छाँटी चाहिँ पुगेर बस्ने हाम्रो योजना छ। हामी कहाँ गएको गएको, अब गएको गई गएको गई, यस्तो छ। यता दाहिनेतिर हेरौँ, माथिको डाँडासम्म बाइक पुग्छ।
0: यता अघिको डाँडाहरू छिचोलेर माथि जानुपर्ने, कति माथि कति माथि, जे होस् अब यात्रा रोचक हुनेछ। यता देब्रेतर्फ माथि अर्को रोचकता देखियो, अचम्मको स्थान। जमिनबाट 81 माथि उठेको डाँडाको चुच्चे पहाड, यही पहाडको माथि अनाकन्टारमा बसेको लुरी गुम्बा। वरिपरि प्राकृतिक मानेजै देखिने चुचुराहरूको मध्यमा छ लुरी काबुङ। महत्त्वपूर्ण लामाको मृत्यु पश्चात उनीहरूको सम्झनामा जुन छोर्तेन बनाइन्छ त्यसैले काबुङ भनिन्छ। भनिन्छ यो क्षेत्रमा 21 काबुङ छन् रे, जसमध्ये 3 मात्र पत्ता आएका छन्। एउटा काबुङ यहाँभित्र छ, लुरी काबुङ। आफै उत्पत्ति भएको सिसाको छोर्तेन छ रे त्यहाँभित्र। यस्तो भिरमा रातो रङको 3 तल्ला भएको गुम्बा हेर्दै विषक्त देखिन्छ। लुरीको अर्थमा लु भनेको नाग र री भनेको पहाड। पहिले यता नागले दुःख दिन्थ्यो, जसकारण गुम्बा बनाउनु पर्यो। यहाँभित्र काबुङ छ, त्यही भएर पुरा नाम चाहिँ लुरी काबुङ गुम्बा। समुद्री सतहभन्दा 4000 मिटर उचाइको लुरी गुम्बा लामाहरूको ध्यान गर्ने स्थान पनि हो। यहाँ लामाहरूले 3 वर्ष 3 महिना 3 दिन बसी ध्यान गर्थे। यहाँ लामाहरूको ध्यान कक्ष झ्यापा मोलिनु छ, जहाँ हर कोही जान पाउँदैनन्। महिलाहरूलाई वर्जित छ र पूजा गर्ने लामाले मुख छोपेर मात्र जानुपर्ने हुन्छ। हामी लुरी गुम्बाबाट अझ अघि बढ्यौँ। लुरी गुम्बाकै फेदीमा यस्तो संरचना देखियो, सायद गुम्बाकै भाग हो कि त यो, यसै भन्न सकिएन। अब यो नै अन्तिम मानवीय संरचना। यसअघि 2 ठाउँमा ठाँटी छन्। त्यसबाहेक अन्य मानवीय संरचनाहरू भेटिने छैन। हामी पहिले खोला झर्ने रहेछौँ, त्यसपछि भयङ्कर उकालो देखिँदैछ। 4000 मिटर भन्दा थप उचाइ चढ्नेछौँ हामी।
1: साथी मरेर बाइक तानु तान्न चाहिँ हेरौँ, यतिको सामान त सजिलो भयो, र तल निकै अप्ठ्यारो थियो। अब यहाँ चाहिँ केही सजिलो आयो, हामी माथि उचाइ लेकोहरूले अचानक चाहिँ 81 चढेको उकालो पार गर्दैछौँ। हेरौँ यहाँ अगाडिदेखि अप्ठ्यारो आयो, हरियो हरियो हरियो डाँडा पो आयो त माथि आएपछि त। फेरि अब हामीले त्यो थर्लक्कै डाँडा काट्नुपर्छ, मोटरसाइकल चाहिँ डाँडा कटेर कटेर राख्नुपर्छ हामीले, र त्यहाँबाट हिँड्नुपर्ने हुने रहेछ।
0: हामी 4000 बाट क्रमशः 41-42 हुँदै अघि बढ्दै गयौँ। मोटरसाइकलको शक्तिमा पुरै रास आएको छ, तान्नै सक्दैन साधारण उकालोमा पनि।
1: ल एकछिन हामी बिसायौँ यहाँनिर, यो मोटरसाइकलको इन्जिनलाई पनि आराम दिनु पर्यो, उकालो सानो छैन। यो फेरि अलिकति गलत चाहिँ गलत हो, हामीले एकैचोटि तलबाट यति धेरै माथि आउनु चाहिँ यो एक्लोमाटाइसनको नियमले मान्दैन। शरीरलाई एकैचोटि अक्सिजन लो भएको ठाउँमा पुर्याउनु हुँदैन, तर पनि अब बाध्यता हाम्रो केही समय भए पनि दूरी घटाउँ, मोटरसाइकल जानेसम्म चाहिँ प्रयासै गरौँ भनेर हो। हामी हिँडेको बाटो तल, अब यो कहाँ हो कहाँ हो चिनिँदैन, गाउँ छोडेर थोरै आइएन, खाना खाएको गाउँ तल घारा, त्यहाँबाट पारीको ठाउँहरू चिनिएन, अब कुनो कुनो उता सबै सानो सानो थुम्को जस्तो देखिन थाल्यो। हुन चाहिँ त्यो विशाल विशाल पहाडहरू हुन् त्यहाँनिर, सबै पहेँलो सेतो अनि पारीको चाहिँ निलो देखिन्छ। अब हामीलाई अहिले साँच्चै भन्दा चाहिँ कहाँ गएको गएको, कति टाढा गएको गएको जस्तो अनुभव भइरहेछ। अब त हामीले गाउँघर पनि भेट्ने छैनौँ, माथि चाहिँ त्यो ठाटीमा चाहिँ मान्छेहरू हुनुहुन्छ अरे, त्यो कारणले आशा छ मान्छेहरू भेटिनुहुन्छ भन्ने चाहिँ। तर आज अब मोटरसाइकल राखेरै हामीले हिँड्नुपर्ने अवस्था छ, बिस्तारै बिस्तारै जान्छौँ, समय त छ, जे होस् बेलुकासम्ममा ठाटी पुग्यो भयो।
0: समथलमा सहजै उक्लिन्छ मोटरसाइकल, उकालोमा तान्दै तान्दैन, एकजना ओर्लिनु पर्छ, एकजनालाई मात्रै चाहिँ लान्छ मोटरसाइकलले।
1: तान्दैन हो तान्दैन,
0: हामी माथि चौर भए ठाउँमा आइपुग्यौँ, समुद्री सतहभन्दा 4,950 मिटर उचाइमा। यहाँ जङ्गली जनावरहरू प्रशस्त देखिँदैछन्, सायद यी नाउर हुन्, जङ्गली भेडाहरूको वतन ठुलो रहेछ। यो ठुलो चौर झन्डै 5,000 मिटर उचाइमा, मैले अहिलेसम्म मोटरसाइकल पुर्याएको उच्चतम बिन्दु हो यो।
1: हामी यो स्थानमा आइपुग्यौँ, अब यसलाई ठ्याक्कै के भन्छ थाहा छैन, तर मोटर आउन सक्ने सायदै अन्तिम बाटो यो हो। यहाँदेखि अगाडि अप्ठ्यारो छ, बाटो त चौडाइ छ, लान सकिँदैन, धेरैवटा गाडीहरू चाहिँ यहाँ राखेको देखेर हामीले पनि मोटरसाइकल यहीँ राख्यौँ। अब हामी जानुपर्ने सायदै यो भेग हुन सक्छ, यो भेगमा चाहिँ हामीले ठुला ठुला पहाड चट्टानहरू देख्छौँ, पर गोरेटो जस्तो देखिँदैछ। अब यसै हेरेर त निकै 4-5 घन्टै हिँड्नुपर्छ होला, त्यो पहाड छिचोलेर नि कति हो, सुएसम्म चाहिँ त्यो पहाडको छुचुरोमा कतै ठाटी छ हामी बस्ने भन्नेसम्म चाहिँ हाम्रो एउटा आकलन छ। हेरौँ अब जे पर्छ भोग्दै जाने हो, अवर चाहिँ नपरियोस् त्यति नै मात्रै कामना छ। अब डङ्की डङ हिँड्ने हो, बाटो त ठुलै छ, तर अहिले मोटर गाडी आउन सक्दैन किनभने सबै यो के भन्ने ढाटहरू ढुङ्गाहरू छ। अब हिँड्ने कता हो, यता पनि गोरेटो छ, यो बाटो चाहिँ फेरि यता गएको छ। अब यतै जान्छ, हामी बाटो छोड्दैनौँ, हराउँदैन होला, दुईजना मात्रै छौँ। त्यहाँ पुगेपछि आजको बास ठाटीमा बस्छौँ। ठाटी मैले सुने अनुसार चाहिँ मोटरसाइकल राखेर त 1 घन्टै पुगिन्छ भन्ने सुनेको, हेरौँ कति टाढा छ, त्यति धेरै त हिँड्नु पर्दैन होला सायदै। हिँडेको 1/2 घन्टा भयो, अब चाहिँ ठाटी देखियो यस्तो भाइ, ठाटी अगाडि दुईटा चाहिँ हामीले निलो निलो देख्यौँ, पक्का त्यो ठाटी हुनुपर्छ, धेर लाइन रहेछ। हामी कति 1/2 घन्टा त हिँड्यौँ माथिबाट, ठाटी आइपुगिहाल्यो।
0: तल गहिरोमा रहेछ ठाटी, घिउमा ठाटी भनिन्छ यसलाई। यहाँ बास बस्दै 3-4 संरचनाहरू देखिँदैछन्, हाम्रो बास सायदै यहीँ हुनेछ आज। माथि मोटरसाइकल राखेर करिब 1 घन्टा फटाफट हिँडेर हामी यहाँ आइपुग्यौँ। मोटरसाइकल 4,950 मिटरमा राखेर हामी 4,850 मिटरमा झर्यौँ। भोलि हिँड्नुपर्ने बाटो पारी देखिँदैछ, ठाटीमा कोही देखिनुभयो, सायद बटुवा हो कि त यहाँको रखवालाहरू हुनुहुन्छ।
2: भोलि चाहिँ अलि टाढा छ, आज भन्दा
3: दिन पऱ्यो,
2: भोलि दिन पऱ्यो, हो
3: दिन पऱ्यो,
2: हिँडेर जानु होला नि,
1: हिँडेर त दुईजना मात्रै हो ए, जुम्मा ठाटी हामी त बाइक ल्याएर त्यहाँ राख्यो नि त,
2: डाँडामा
1: त्यो गाडीहरू राखेको छ नि, त्यहाँ राखेर यति त हिँड्यो थोरै।
0: साँच्चै भन्दा उहाँहरूले पत्याउनु भएन, हामी हिँडेर जाने कुरामा विश्वास गर्नु भएन उहाँहरूले। यो घिउमा ठाटीबाट घोडामा जानेहरूलाई एकदम पुरै लाग्छ, हिँडेर जान मुस्किल पर्ला नै भन्नुभयो उहाँहरूले। जे होस् आज सुरक्षित ठाउँमा आइपुग्यो, भोलिको दिन जे पर्ला

0: होला, हिँडेरै जानेछौँ हामी। यो ठाटी चाहिँ म्याद्दीको शिवालयले सञ्चालनमा ल्याएको रहेछ। यो दुई महिना सञ्चालित हुन्छ, अब दुई चार दिनमै बन्द हुनेछ। यो साउनसम्म मात्र फुल्दो रहेछ यहाँ।
1: हामी यो घुम्बा ठाटी भन्ने ठाउँमा आइपुग्यौँ। 4856 मिटरको उचाइ हो यो। यो अहिले आएर यहाँ बुझ्यौ, हामी त कति पनि आइएको रहन्छ आज। भोलि जानलाई धेरै छ, बिहान 5-6 बजे नै हिँड्नु पर्यो भोलि भन्ने हामीले सोचाइराख्यौँ। किनभने त्यति छिटो हिँड्दा पनि उहाँ चाहिँ 4-5 बज्छ होला सायदै पुग्दाखेरि। अब हामी यहाँ बस्छौँ, यहाँ बसेर चाहिँ उपाय, यहाँ नबस्नुको उपाय छैन, किनभने बिचमा अर्को बस्ने ठाउँ छैन, दामोदर कुण्ड नै हो। अब भोलि चाहिँ हाम्रो वास्तविक सङ्घर्ष सुरु हुन्छ।
0: वास्तवमै भोलि हाम्रो सङ्घर्षपूर्ण दिन रहनेछ। भोलि मात्र होइन, फेरि फर्केर आउँदा पनि दिनभरि नै लाग्नेछ। यो स्थान 4850 मिटरमा छ, झन्डै यही उचाइमा छ दामोदर कुण्ड, तर बिचमा 5200 र 5700 मिटर अग्ला डाँडाहरू पार गर्नुपर्ने हुन्छ। ठाटीभित्र आगो बलियो, तातो पानी ताप्दै छ, यहाँ खाना बस्न निशुल्क रहेछ। ठाटीमा हाम्रो अलावा पोखराको टोली हुनुहुन्छ, घोडामा जाने रे उहाँहरू। ठाटीमा सेवा दिने घाराको आमा, रुकुमबाट सेवा प्रदान गर्न आउनुभएको दाजु हुनुहुन्छ यहाँ। उहाँहरूले चाहिँ लेक लागेका बुबालाई डोकोमा हालेर दामोदर कुण्डबाट यहाँ ल्याउनु भएको। बुबा लेक लागि फर्किनु भएको, अन्तिम अवस्थामा हुनुहुन्छ भने अर्को बुबा चाहिँ यहाँ आइपुग्दै लेक लागिसकेको पनि हुनुहुन्छ। घोडामा नअडिएपछि डोकामै ल्याए दामोदर कुण्डमा संरचना बनाउने यी भाइहरूले।
1: ल, हामी यो ठाटीबाट अब आज बिहानै निस्किन तयारी गर्दैछौँ। एकदमै धेरै उस्तै लागेको छ, अगाडिको बाटो पनि देखिने अवस्था छैन। बिहानको करिब 7 बजे हामी अब अगाडि निस्क्यौँ। करिब 12 घन्टा निरन्तर छिटो छिटो हिँड्दा चाहिँ आज दामोदर कुण्ड पुग्न सक्ने अवस्था छ। जहिले पनि बिहान चाहिँ यो बर्खामा मौसम यस्तै हुँदैछ, अरे पानी पनि अलिअलि छिटाइरहेको अवस्था छ। भोलि फर्केर आउँछौ। कति उकालो रहेछ है बाटो, एकैचोटि हामी उकालो हिँड्न सुरु गरेको, झन्डै 5151 मिटर आयौँ होला 4800 मिटरबाट हिँडेको। बाटो यस्तै छ है, उकालो कतै समतल, धेरै चाहिँ उकालो छ। तल फेरि हामीले खोला तर्यौँ, अब खोला तरिसकेपछि फेरि उकालो सुरु भयो। अब हामी माथि 5200 मिटरको उच्चतम बिन्दु पुग्छौँ, फेरि झर्छौँ भने 5600-5700 चाहिँ हाम्रो अधिकतम चाहिँ उचाइ रहन्छ यो यात्रामा। त्यहाँबाट फेरि केही झरेर हामी फेरि दामोदर कुण्ड पुग्नेछौँ।
0: यो यात्रामा अब 8 गरेपछि पुग्नै पर्छ दामोदर कुण्डसम्म। बिचमा घर संरचना त के ओत लाग्ने ठाउँसम्म छैन रे। 5200 कटेर फेरि 4800 झर्ने, अनि फेरि 5700 कटेर अन्तिममा 5000 पुग्नुपर्छ। अर्थात् उकालो ओह्रालो, फेरि उकालो अनि ओह्रालो। सबैभन्दा ठुलो समस्या लेक लाग्ने नै हो। यहीँ नै अक्सिजन कम भएको अनुभव हुँदैछ। हामी जम्मा 5000 मिटरमा मात्र छौँ अहिले। अगाडिको डाँडा देख्दा हरेस खाइन्छ, हिँड्न सकिँदैन होला त्यहाँ त भने यस्तो लाग्छ। सायद त्यो 5200 मिटरको डाँडा होला। अघि बिहानैबाट लागेको हुस्सु केही कम भयो, अब चाहिँ हामी बिसाएको ठाउँबाट वरपर हेर्दा यस्तो देख्थ्यो। हामी उपत्यकामा छौँ, अब कहाँबाट ठाडो उफ्रिनुपर्ने हुन्छ 5200 डाँडा पुग्नलाई। 5200 पुगे त केही ढाडा साउँथ्यो होला सायद।
1: हिँडेको 2 घन्टा भयो हामी तलबाट। माथिको त्यो सानो डाँडा र ठुलो डाँडा छ 5256 को, तल्लो डाँडै पुगेको छैन। अब तल्लो डाँडा 5200 पुग्यो भने त त्यहाँबाट फेरि ओह्रालो झर्ने हो। कति भन्दाखेरि जति हामी आयौँ अहिले त्यति नै ओह्रालो झर्ने, त्यही हाइटमा पुग्ने, अनि फेरि 5600-5700 मिटरको अग्लो डाँडा चढ्ने। भनेपछि यात्रा सजिलो चाहिँ रहेन, निकै मुस्किल परेको छ। मौसम अलिअलि खुल्दैछ, तल हामी हिँड्दाखेरि जुन तुवालो थियो, तुवालो भन्दा नि हुस्से, त्यो चाहिँ अलिक छट्दैछ। अब अलिअलि वरिपरिको दृश्यहरू अलिक मजाले देख्न थालेको अवस्था छ।
0: हामी 5200 डाँडा चढ्दैछौँ, लगभग यहीँ अघि निस्कनेछौँ हामी डाँडामा। हेर्दा सजिलो तर हिँड्न गाह्रो छ, यता सास तान्न मुस्किल, एकैछिनमा स्यास्या भइहालिने। यो उकालो छिचोल्दै आएको हामी, बालुवाको पहाडमा तेर्सो बङ्ग्याएर गोरेटो चढाइएको छ। छिटो त हिँड्नै सकिँदैन, बिस्तारै नै हामी चढ्दैछौँ उकालो।
1: ऊ त्यो ढुङ्गा चाहिँ कस्तो, यहाँ कतै त्यस्तो खालको चट्टान नदेखिने, एउटा मात्रै ढुङ्गा, सबै छन् भने यो माटोको ढिस्को छन्। कहीँ कहीँ चट्टानहरू सुतेका छन्, तर त्यो चाहिँ उठेको ढुङ्गा अलिकति अनौठो देखिरहेको छ यहाँबाट।

0: मात्रैले साथ दिएको छैन दृश्य हेर्नलाई। फर्किँदाखेरि हामी यहाँको दृश्य लिनेछौँ र फेरि सायद राम्रो दृश्यहरू भेट्यो भने खिच्नेछौँ। तर त्यो चाहिँ एकदमै धेरै मनमोहक ठाउँ छ। 500 मिटर हिँड्नलाई एकदमै धेरै अप्ठ्यारो छ, तर हामी बिस्तारै बिस्तारै यहाँ आइपुग्यौँ। लगभग 3 घन्टा त भयो। यहाँ त तल जानुपर्छ फेरि ओह्रालो, अनि अहिलेकै हाइट जुन हामी हिँडेको थियौँ आधाबाट, त्यो हाइटबाट फेरि 57 मिटरको डाँडा चढ्नु छ।
1: 57 मिटरको यो सानो डाँडा कटियो। अब अलिक मनोबल बढ्यो हाम्रो। सानो डाँडाबाट बाटो ओह्रालो लाग्यो, तर यो ओह्रालो हिँडेको सम्पूर्ण क्षतिपूर्ति त्यो 57 सयको ठुलो डाँडाले तिराउनेछ।
0: मौसम खुलो तुवा, यो हुस्से भयो, तुवालो भन्दा नि यो हुस्से नै हो, एक प्रकारको बादल हो भनौँ न। धेरै उचाइमा छौँ हामी। अब हामी फेरि तल झरेर उकालो, अनि फेरि तल ओह्रालो, अनि यो ठुलो डाँडा चाहिँ देख्दै डर लागिरहेछ। 57 सय मिटर पुग्न अब चान्चुने कुरा होइन, फेरि तलै झर्नुपर्छ। लगभग 48 सय मिटरबाट फेरि 57 सय मिटर भनेपछि निकै ठुलो चुनौती छ। अहिले नै हामी धेरै थाकिसकेको अवस्था पनि छ।
1: अहिले 10 बजेतिर मौसम खुल्यो, बिहान त हुस्सुले ढाकेको थियो, अब भने दृश्य स्पष्ट हुँदै आयो। सायद अझै सुध्रेला मौसम। अब सन्ताउन्न सयको डाँडा देखियो, अजङ्गको पहाड। अहिले हिउँ नपरेर हो, हिउँमा त यो हिमालय हो, हिँड्नु निकै छ अझै। आफैले हौसला दिनुपर्छ आफैले। यहाँ आएर हरेस खायो भने चाहिँ केही उपाय छैन, निरन्तर अघि बढ्नु छ। बेलुका बास बस्ने ठाउँ पुग्न सकिएन भने के हालत हुन्छ कल्पनै नगरौँ। पाँच हजार मिटर उचाइभन्दा माथि जुनसुकै समय जोसुकैले लेक लाग्न सक्छ। अल्टिच्युड सिकनेस प्राणघातक हुन सक्छ। बिरामी नै भइयो भने पनि फेरि हिँड्न नसकिएला। एउटा आशा छ, पछाडि घोडामा पर्यटकहरू आउँदैछन्। हिजो ठाडीमा सँगै भएकाहरू भन्दा हामी छिटो निस्किएका हौ।
0: पानी छ, पानी थापेर ल, तातो पानी छ, त्यो मिक्स गरेर खाइदिउँ। खोला रहेछ तल।
1: समस्यामाथि समस्या। अब यहाँ आएर थाहा पाइयो, हामीले रेनकोट लगायतका ओतिने लुगाहरू तल नै छोडेछौँ। सामान छाँटेर बोक्ने सिलसिलामा सामान छुट्यो। अब फर्काँदा पानी हिउँ या फाप्रै बसियो भने हाम्रो महाभिजोग हुनेछ। यहाँ त जाँदा जति उकालो ओह्रालो हुन्छ त्यति नै फर्कँदा पनि पर्नेछ। गोरेटो यहाँबाट ओह्रालै ओह्रालो झरेको छ। तल खोला पुगेपछि चाहिँ उकालो चढ्नु पर्नेछ सायद। खोला झर्न अझै निकै छ।
0: हामी धेरै तल झर्यौँ। अब यहाँबाट चाहिँ स्पष्ट देखिँदैछ, हुस्से त छ। यो डाँडा कट्नुपर्छ। हुन चाहिँ अब यो सानो देखिएला, तर अब निकै छ। जे होस् यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि त्यहाँबाट सुने अनुसार चाहिँ फेरि केही ओह्रालो अनि तेर्सो भएर दामोदर कुण्ड पुगिन्छ। जे होस् हिँड्नलाई आधी बाटो चाहिँ अलिकति आइएकै छैन, अझै धेरै हिँड्नै छ।

0: ठाउँ चाहिँ मान्नै पर्छ। यस्तो दृश्यहरू सायदै विश्वको अन्त ठाउँहरूमा पाइएला। एक प्रकारले हेर्दा त यो मरुभूमि नै हो, शीत मरुभूमि अर्थात् चिसो मरुभूमि। यो अप्पर मुस्ताङको पनि कुनाको भेग हो। नेपालको नक्सामा उत्तरमा जुन सबैभन्दा उठेको डल्लो या टुटुल्को परेको भाग छ, हामी त्यही छौँ। हत्तपत्त पर्यटकहरू नआउने ठाउँ हो यो। जति पर्यटक आउँछन् धार्मिक प्रयोजनका निम्ति आउँछन्, अर्थात् दामोदर कुण्डमा पूजा आजा गर्ने हेतु। भारतीय पर्यटकहरू धेरै आउँछन्। दामोदर कुण्डको महत्व नेपालीलाई भन्दा भारतीयलाई बढी रहेछ। तर हाल चर्को पर्मिट शुल्क भएकोले संख्या भत्तै घटेको बुझियो। पर्यटन सम्बन्धी धेरै नीतिगत समस्या छ हाम्रो देशमा। यो क्षेत्रमा धार्मिक पर्यटनलाई बढावा दिने नीति ल्याउन सके हामीले अवश्य फाइदा पुग्नेछ। तर नीति नियम बनाउने निकायलाई सायदै थाहा छैन यहाँ के आवश्यकताहरू छन् भनेर।
1: हामी निकै तल झरेर फेरि यो नदी भए स्थानमा आयौँ। हामी जति चाहिँ तलको ठाँटीबाट हिँडेको थियौँ लगभग त्यही उचाइ करिब करिब चाहिँ झऱ्यौँ। यहाँनिर पनि एउटा ठाँटी देखिन्छ, तर यहाँनिर चाहिँ बास बस्न त सकियो, तर उड्ने ओछ्याउने र खाद्यान्न चाहिँ आफूसँग हुनु आवश्यक जस्तो लाग्यो। यहाँनिर चाहिँ धेरै ठुलो गल्छी छ, धेरै तलबाट चाहिँ नदी बगेको छ। यस यो नदी जुन छ यो चाहिँ भर्सिया खोला भनिन्छ यसलाई। यो कालीगण्डकी चाहिँ होइन। यहाँबाट चाहिँ हामी फेरि ठुली उकाली भनिन्छ, जुन भयङ्कर ठुलो उकालो छ त्यो ठुल डाँडा जानको लागि। लगभग हामी फेरि यहाँबाट 5600 मिटर उक्लिन्छौँ र फेरि झरेर चाहिँ दामोदर कुण्ड पुग्ने अवस्था छ। सरहरू कहाँदेखि आउनुभयो?

0: हामी पोखरादेखि
1: है कति दिन लाग्यो यहाँ आइपुग्नलाई? भनेको कुन तरिकाले बिचमा कता कता के गर्दै आउनुभयो?
0: पोखरादेखि जुनसँग आयो अस्तिसँग आयो,
2: हजुर,
0: हिजो आएर घिरमी ठाँटी होइन त्यहाँ बस्यो, उहाँहरू त यहाँसम्म सबै नै
2: छ। घोडामा जानुहुँदैछ सबैजना? ए ल शुभयात्रा सबैजनालाई।
1: उहाँ दुईजना दाजुहरू चाहिँ स्थानीय दाजुहरू, उहाँहरू चाहिँ यहाँ घोडाको सुविधा दिनुहुन्छ। हजुरहरूको घर त कता पो? ए यारा र घाराको दुईजना हुनुहुन्छ, तर दुईजना यारा यारा हो, फेरि यारा भनेको चाहिँ साथी साथी हो। गाउँको नाम चाहिँ यारा घारा हो।
3: ठाटीमा बसेर घोडामा आउने पर्यटकहरूसँग यहाँ भेट भयो हाम्रो। खोलामा एक घन्टा जति विश्राम गर्दो रहेछ घोडाले। खाजा पानी यतै खायौँ सबैजनाले। घोडाहरू खोलामै विश्राम गरे, हामी हिँड्न सुरु गरिहाल्यौँ। अबको उकालोमा घोडाहरूसँग सकिँदैन, उछिनेर अघि जानेछन् पक्का पनि। अबको उकालो हाम्रो लागि निकै चुनौतीपूर्ण हुनेछ। यता चाहिँ फर्कँदै गरेको टोली आज बिहान दामोदर कुण्डबाट हिँड्नु भएको, यहाँ विश्राम गरेर खाजा खानु हुँदो रहेछ। उहाँहरू सबैजना घोडामै हो, हामी हिँडेर आएको देख्दा उहाँहरू पनि चकित हुनुभयो।
4: जय दामोदर कुण्ड,
5: जय दामोदर कुण्ड।

0: अब सुरु भयो ठुली उकाली, निरन्तर उकालो, कयौँ घन्टा लाग्ला कट्नलाई। यो उकालोमा चाहिँ हरेस खानु भएन, नआत्तिकन कटाउनु पर्ने हुनेछ। यता हामीले छिचोलिसकेको भेग, तल फोचमा भार्से खोला, खोलाबाट सुरु भएको ठुली उकाली, 5700 मिटरसम्म अब उकालै मात्र। तल खोला सायद 4800-4900 मिटरमा थियो होला।
1: कठिन छ है ठुली उकाली, भयङ्कर कठिन छ। सोचे यस्तो सजिलो छैन, गाह्रो छ।
0: घोडाहरूले हामीलाई उछिने, माथि उक्लिसके, हामी तलै छोडियौँ।
1: यो ठुली उकाली दामोदर पहाडको उकालो ले सातो खाएको छ, यहाँ बोल्न पनि हाँस उठिरहेको छ। थोरै भएन हिँडेको, हुन त त्यहाँ एउटा पिलर पनि देखिँदैछ, त्यो 5600 मिटरको उचाइमा तलको जस्तै। त्यहाँ पुनः धौधौरै पऱ्यो, हामीलाई निकै मुस्किल परेको छ। हार हरेस खाएको छैनौँ, घोडाहरूले लिएर अगाडि गइसक्यो। अब यो भन्न जति सजिलो छ, यो लगभग हामी अहिले 5400-5500 मिटरमा चाहिँ भइराख्दाखेरि हिँड्न कति अप्ठ्यारो हुन्छ भन्ने कुरा चाहिँ यहाँ हिँड्दा मात्रै थाहा हुन्छ पक्का पनि। जे होस्, हामी रमाइलो गर्दै आउँदैछौँ, यहाँको गलेको दुःख पीडाहरूलाई चाहिँ हाँसोमा उडाउँदैछौँ। अब हाम्रो मुख्य सर्कस भनेको त्यो ठुलो पहाडको चाहिँ टुप्पोमा पुग्नु हो, त्यहाँबाट त अलिकति केही ओह्रालो र तेर्सो बाटो पनि छ अरे।
2: सानै राम्रो छ, यो वरिपरि यो मरुभूमि जस्तो, यतापट्टि हेरौँ पहाड कस्तो खालको यो अनौठो, उतापट्टि पनि देखाउँ त, साह्रै रमाइलो छ।
3: पारीको डाँडा हामीले कटेर आएको, भोलि फर्किँदा चाहिँ कति मुस्किल पर्ने हो यी डाँडाहरू।
1: यो खोलै खोला हामी हिँड्दैछौँ, एकछिन धेरै उकालो चढ्नुपर्ने रहेछ अझै, हामी के ओह्रालो चाहिँ झऱ्यौँ। यो यस्तो खालको आकृति भएको यो फोसिल्स अथवा यसलाई शालिग्राम भनौँ, अलिक च्याप्टो खालको पनि छ यो। खोज्दाखेरि त कति हो कति यहाँ वरिपरि सबै प्रायः ढुङ्गाहरूमा यस्तै खालको चाहिँ आकृतिहरू चाहिँ भेटिन्छ। यो कालीगण्डकीको यो भेग त अब शालिग्रामको लागि एकदमै धेरै प्रसिद्ध नै हो। यहाँ अहिले हामीलाई खोज्नु छैन, तर शालिग्राम लाने हो भने चाहिँ धेरै मात्रामा शालिग्राम यहाँ पाउन सक्ने अवस्था छ।

0: यो डाँडा हामी बिस्तारै नै चढिरह्यौँ। साँच्चै कति मुस्किल हुन्छ यस्तोमा हिँड्न। तल कम उचाइमा त हिँड्नु केही छैन, लेकमा सास फुल्छ, एकैछिनमा स्यास्या गराउँछ, खुट्टै नचल्न खोज्छ। जसोतसो हामीले ठुलडाँडा उठ्यौँ, यहाँबाट हिमालको दृश्य पनि खुलेर आयो
1: र अन्तिममा हामीले पनि यो 5600 उचाइको डाँडा छिचल्यौँ। यो डाँडामा एउटा पिलर छ र पछाडि चाहिँ अचम्म आकृतिको एउटा हिमाल देख्यौँ। कुन हिमाल हो थाहा छैन अहिलेसम्म, ठ्याक्कै यो गुरुको रूपमा चाहिँ रहेको जस्तो देखिन्छ। हेर्दाखेरि यहाँबाट अब चाहिँ हामीले केही ओह्रालो याससम्म तेर्सो तर्पाया जानुपर्ने भन्ने सुनेका छौँ। वरिपरि एकताल म देखाउन प्रयास गरौँ। यो पहरबाट देखिने डाँडा हाम्रै नजिकै छ। यो भेग, यो भेग हामीले कटेर आएको तल रेखा जस्तो बाटो देखिँदैछ। योभन्दा तल देखिन्छ अघिको हामीले 5200 मिटरको सानो डाँडा, यसलाई चाहिँ ठुलो डाँडा भनिन्छ। र हामीले यो ठुली उकाली पनि छिचिर्यौँ। अब भने बिस्तारै हामी ओह्रालोतर्फ लाग्नेछ।
0: हामीले यहाँको उचाइ नापी हेऱ्यौँ। 5650 मिटरको उचाइको डाँडा रहेछ यो, तर घोडावाल स्थानीयहरूले यसलाई 57 डाँडा भनेको पाइयो। 57 डाँडा वास्तवमा 57 डाँडा चाहिँ रहेछ। अब 57 कटेपछि फेरि ढाडस दियौँ आफैले आफैले। हिँड्न त अझै 3 घन्टा या बढी नै लाग्ला हामीलाई, तर बाटो उकालो पर्ने छैन। अब स्थान यस्तो गजबको छ, मरुभूमिमै हिँडेको आभास हुन्छ यस्तोमा हिँडिराख्दा। यही मरुभूमिमा जङ्गली जनावर चरिरहेको देखिन्छ, सायद नाउर हुने जङ्गली भेडा बथान नै देखियो यता। जमिनमा थोरै चौर छ, यही बीच आहारा खोज्छन् यिनीहरू। यही अघि यस्तो किल्ला देखिन्छ, चट्टानै भिरमा छ किल्ला। हामी जानुपर्ने चाहिँ यता पारीको क्षेत्रमा, तर बाटो सिधै त्यता गएको छैन, निकै पर पुगेर घुमेको देखिन्छ गोरेठो। यो किल्ला जस्तो देखिने चट्टान प्राकृतिक हो, तर हेर्दा चाहिँ इटाकै संरचना झैँ देखिन्छ। यता ठुलो क्षेत्रमा यस्तो किल्ला रूपी चट्टान छ। हामी जानुपर्ने भेग हेर्दा म नातिएर आउँछ, त्यहाँ पुग्न निकै समय लाग्नेछ अझ। हामी हिँड्दै गर्दा नै रात पर्यो हिजो, अँध्यारोमा यहाँ आइपुग्यौँ। दामोदर कुण्ड छेउमा यस्तो थाटी छ। हाल मुक्तिनाथ मन्दिरले थाटी सञ्चालन गरेकाले यहाँ खाने बस्ने सुविधा छ, तर अबको केही दिनमा यो थाटी बन्द रहन्छ। कोही बस्दैन यहाँ, थाटीमा ताला लाग्छ साउनपछि, त्यसपछि आउन कठिन हुन्छ। बन्दोबस्तीका सबै सामान आफै बोकेर आउँदा चाहिँ हुन्छ, खाने र बस्ने दुवै। हिजो राति आइपुगेकोले ठाउँ देख्न पाइएको थिएन, आज हेर्दा केही हराभरा स्थान रहेछ यता। यही नजिकै छ दामोदर कुण्ड।
2: हामी हिजो राति निकै साँझ परेपछि, राति 7:30 यहाँ आइपुगेर बस्यौँ। हाम्रो हिजो झन्डै 12 घन्टाभन्दा बेसी हिँडाइरह्यो। यो स्थान चाहिँ दामोदर कुण्ड नजिकैको यो पाटी पौवा भएको स्थान हो। यो यहाँनिर चाहिँ यसलाई ठाँटी भन्ने चलन छ। यहाँ 3 वटाको सङ्ख्यामा ठाँटी छ, एउटा बनिने क्रममा पनि छ। यहाँबाट चाहिँ नजिकै एउटा डाँडा, सानो डाँडा पारी चाहिँ दामोदर कुण्ड अवस्थित छ, र त्योभन्दा पछाडि 3 वटा अन्य कुण्डहरू छन्। तलबाट कालीगण्डकी नदी बगेर गएको छ, हुन चाहिँ यो हिमालबाटै बगेर आउँछ र दामोदर कुण्डलाई छोएर अगाडि बढ्छ। त्यो कारणले दामोदर कुण्ड एक प्रकारले चाहिँ कालीगण्डकीको मुहान पनि मानिन्छ। यहाँबाट चाहिँ तलतिर हेर्दाखेरि वरिपरि हिमाल भएको अवस्था छ, तर आज मौसम बिग्रिदियो, त्यो भएर हिमाल देख्न पाइएन। एकदमै यो एक प्रकारको डाँडा, सुक्खा डाँडाहरू। अहिले यतापट्टिको डाँडाहरू चाहिँ मेरो दाहिनेतर्फ चाहिँ यो हरिया डाँडाहरू छन् भने देब्रेतर्फ सबै फुङ्ग परेका फुस्रा डाँडाहरू रहेको अवस्था छ।
0: यता पारी चिन नजिकको डाँडा हो, यता कोही पुग्न सक्दैन किनकि खोला तर्ने उपाय छैन। चाइनातर्फका चौरीहरू आएर चर्छन् त्यहाँ। यता एउटा घोडा देखिन्छ नेपालको, 4 वर्ष अघि कसै गरी पारी पुगेको घोडा हालसम्म यता फर्किएको छैन रे। थाँटीमा थप निर्माण चल्दैछ। बागलुङ र रुकुमका भाइहरू यता काम गर्दैछन्। समग्र क्षेत्र यस्तो छ, बिहान उठेर छाप्रो परेर हेर्दैछौँ यहाँ वरपरानी। हामीभन्दा उचाइको यो भेग, यही अघि सानो डाँडा छ। यही डाँडा पारी ठुलो क्षेत्रमा घेराबारा गरी राखिएको स्थान छ। यही अवस्थित छ दामोदर कुण्ड।

0: दामोदर कुण्ड भन्दा थोरै अगाडि छ चक्रकुण्ड र दुधकुण्ड। कसैले यसलाई रक्तकुण्ड र तामाकुण्ड भन्ने गरेको पनि पाइयो। चक्रकुण्डको यो चक्र परबाट स्पष्ट देखिन्छ, गोलाकार चक्र नै छ कुण्डमा। निकै अद्भुत लाग्ने यो प्राकृतिक चक्र देख्दा छ। हामी अब मजाले घुम्नेछौँ दामोदर कुण्ड र अन्य कुण्डहरू। यही स्थानीय दाजुसँग भेट भयो, उहाँ पनि जानुहुनेछ हामीसँग। धाराका स्थानीय छिबी दोजे गुरुङ हामी साथै हुनुहुन्छ। दामोदर कुण्ड आसपास घुमाइदिनु हुँदैछ उहाँले हामीलाई। समुद्री सतहभन्दा करिब 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड, कालीगण्डकी नदीको शिर मानिन्छ दामोदर कुण्डलाई। हिन्दू धर्म अनुसार यहाँ आएर जलको स्पर्श गर्नाले मात्र पनि मुक्ति मिल्नेछ। दामोदर कुण्ड एउटा अद्भुत ठाउँमा अवस्थित असाध्यै ठूलो धार्मिक महत्व बोकेको स्थान हो। मुक्ति क्षेत्रको शिर दामोदर हिमाल र दामोदर कुण्ड हो। यस स्थानको चर्चा विभिन्न पुराणहरूमा हुने गर्छ। धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार दामोदर कुण्ड सेरोफेरोमा भगवान विष्णुको अति प्रिय स्थान हो। सम्पूर्ण जगतको हित गर्ने हेतु यस स्थानमा कठोर तपस्या गरे विष्णुले। तत्पश्चात यहाँ ब्रह्मा विष्णु र महेश्वरले नै वास गर्न थालेका हुन्। एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्थे।
1: अहिले हामी समुद्री सतहभन्दा ठिक 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड या ओर्किरीमा अवस्थित छौँ। यो दामोदर कुण्ड हिन्दू मान्यता अनुसार चाहिँ यो कालीगण्डकीको मुहान, विष्णुको अवतार मानिने शालिग्राम शिलाको पनि यो उद्गम स्थल लगायत यसको धेरै महत्व त छँदैछ। त्यसै गरी बौद्ध धर्मअनुसार पनि यो ओर्किरी, यहाँ सिधै अगाडि हेर्दाखेरि हामीले बौद्ध चाहिँ जुन धर्मावलम्बीहरूले लामाहरूले लाउने टोपी छ, त्यो टोपीकै पहाड़को नमुना पनि यहाँ अगाडि हामी देख्न सक्छौँ। त्यसै गरी धेरै अगाडिदेखि चाहिँ यहाँ बौद्ध धर्मावलम्बीहरू आएर चाहिँ घुम्ने गर्नुहुन्छ। तर अहिलेको अवस्थामा हामीले देखिराख्दाखेरि चाहिँ हिन्दू धर्मावलम्बीहरू अत्याधिक बेसी आउनुहुन्छ, तर बौद्ध धर्मावलम्बीहरू चाहिँ न्यून या भनौँ आउँदै आउनुहुन्न। तर यहाँको स्थानीयहरूसँग हामीले बुझिराख्दाखेरि चाहिँ जति हिन्दू धर्मसम्म यसको महत्व छ, त्यस्तै महत्व चाहिँ बौद्ध धर्मसँग पनि सम्बन्धित छ यो स्थान। र एउटा अपेक्षा चाहिँ के भने, जसरी चाहिँ मुक्तिनाथ लगायत अन्य क्षेत्रमा एउटा धार्मिक सहिष्णुता छ, हिन्दू बौद्ध धेरै अगाडिदेखि मिलेर आएको हाम्रो एउटा इतिहास छ, त्यसै गरी यो स्थानमा पनि एउटा गुम्बा भइदिए चाहिँ कि यसले पनि आफ्नो पुरानो इतिहास जुन बौद्ध धर्म अनुसार लुकाएको छ त्यो चाहिँ उजागर हुन्थ्यो कि भन्ने चाहिँ एउटा अभिलाषा पनि रहेको छ।
0: यस ठाउँमा बौद्ध धर्मावलम्बीहरूको पनि आस्था रहेछ। मन्दिरका साथै यहाँ गुम्बा भइदिए बुद्ध धर्मावलम्बीहरूको भ्रमण हुने थियो कि भनी लख काट्नुहुन्छ स्थानीयवासीले।
2: अब खालि हिउँदोमातिर बाहिर हाम्रो जग्गा रात हिउँदोको चाल त भएन सर, के अरे बुद्धको टोपी राख्नु परेछ त्यहाँ होइन, त्यहाँहरू छ उतातिर घोडाको काँटी छ, अनि अलि खोलातिर उहाँको पाराहरू सबै छ। अनि यहाँ बुद्ध बस्छले हाम्रो ओर्किरी भन्नुहुन्छ कि सुन्दा ओर्किरीहरूमा चाहिँ अब ओ भन्नु त उहाँको लामाको बुद्ध धर्मको सबभन्दा आज सुरुको आशिष ओ भयो होइन, रि भनेपछि त अब पाखा भयो कि अरे त्यसै हो सर। पूजा पाठ त हुँदैन सर, हुँदैन अब बुद्धको अलिकति हिन्दू धर्महरूको धेरै चलन नभएर, अरे कहिले कहिले अब यस्तो चल्दै गयो भने त पूजा हुनु नै सक्छ सर।
0: एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्थे। हाल पनि यहाँ स्नान गरी रोगव्याधबाट मुक्ति मिल्ने, विष्णुको सामिप्यता पाइने, पाप नाश हुने र अर्को जन्ममा सुख प्राप्त हुने विश्वास छ। यो क्षेत्रमा आउँदा मृत्यु भए वैकुण्ठधाममा पुगिने विश्वास छ। रोचक कुरा त यदि मुक्तिनाथ या दामोदर कुण्डमा आफन्तको मृत्यु भए भारतीय तीर्थयात्रीहरू हर्षित हुन्छन् रे स्थानीयहरूबाट सुनेको हामीले। हामी दामोदर कुण्डबाट अब अघि बढ्दैछौँ, माथि थप दुईवटा कुण्डहरू रहेका छन्। यो स्थान कति सुन्दर देखिन्छ, मन नै यसै शीतल हुने यहाँ घुमिराख्दा। यत्रो विशाल मरुभूमि क्षेत्रहरू कटेर आउँदा यो 5,000 मिटर उचाइको स्थानमा यति हराभरा स्थान देख्दा विश्वासै नलाग्ने। यहाँ यति नै सेरोफेरो मात्र स्वर्ग समान लाग्छ। दामोदर कुण्डमा भगवान विष्णुको वास छ। यहाँ गण्डकी देवी नदीको तपस्या अनुसार विष्णु गण्डकीको पुत्र शालिग्राम भएर बसेका हुन्। यो क्षेत्रमा अत्याधिक पाइने

0: शालिग्रामलाई विष्णुको रूप मानिन्छ। यहाँ वरपरको काली नदी, हिमालहरू र विशेष गरी दामोदर कुण्ड क्षेत्र भगवान विष्णुको विचरण गर्ने मूल थलो मानिन्छ। दामोदर कुण्ड सेरोफेरोमा भौतिक ठूला मन्दिरहरू त छैनन्। एकजनाले हेलिकप्टरमा सानो मन्दिर ल्याएर स्थापित गरेका रहेछन्। वास्तवमै हिन्दू धर्मावलम्बीहरूको निकै ठूलो तीर्थ हो दामोदर कुण्ड।
1: दामोदर कुण्डबाट करिब 5 मिनट मात्रै अगाडि आउँदाखेरि थोरै दूरीमा नजिकै भनौँ यहाँ दुईवटा अन्य कुण्डहरू छन् जसमा चाहिँ हामी देख्न सक्छौँ सबैभन्दा माथिल्लो चाहिँ चक्र कुण्ड। त्यहाँ चाहिँ माथिबाट हेर्दाखेरि चक्र जस्तै देखिन्छ आकृति भने यो तल्लो चाहिँ दुध कुण्ड। यसको दुधकै जस्तो स्वरूप छ, सेतो छ पानी र यहाँ पानी तल बगेर फेरि सानो कुण्ड सानो भएको छ। यी कुण्डहरू त्यति ठुला चाहिँ छैनन्, सानो सानो आकृतिका छन्। अब यहाँदेखि वरिपरि केही टाढा फेरि अन्य कुण्डहरू छन्, तर यो जुन दामोदर कुण्ड क्षेत्रको प्रमुख कुण्डहरूमा चाहिँ हामीले दामोदर कुण्ड, चक्र कुण्ड र यो तलको दुध कुण्डलाई लिन सक्छौँ।
0: चक्र कुण्डभित्रको चक्र निहालेर हेर्यौँ हामीले, यो ढुङ्गाले बनेको चक्र त हुँदै होइन, हेर्दा लेउजै हो कि भन्न सकिन्छ, ये हो भने यकिन हुँदैन। धेरै पहिलेबाट यो चक्र यसरी नै अवस्थित छ, मानव निर्मित चक्र त हुँदै होइन। समय अनुसार भइरहने भू हलचलले पनि यी कुण्डहरूमा क्षति पुर्याएन। यो एउटा व्याख्या गर्न नसकिने चमत्कार नै हो। चक्र भए स्थानमा अन्य क्षेत्रभन्दा गहिरो छ र पानीमा त्यही तरङ्ग पनि छ।
2: अब हाम्रो यो दुईटा ताल देख्नुभएको छ यसरी होइन, यो दुईटा तालको तलको तालको नाम हामीले होमकुण्ड भन्छ हाम्रो भाषाबाट। माथिको कुण्ड त चक्र कुण्ड हो।
3: यो छेउछेउमा देखिएको मन्दिरहरू चाहिँ
2: छेउछेउमा देख्ने मन्दिरहरू अब हिन्दूहरूले राख्नुभएर हेलिकप्टरमा दुःख गरेर उहाँहरूले राख्नुभएको मन्दिर हो। यो त पहिला पुरानै जैलन हो, हामी जन्मेभन्दा अगाडि नै कुरा हो यहाँनिर, त्यतिखेर हामी जन्मेको थिएन होला, यहाँ पहिलाकै हो।
0: कुण्डकै छेउमा पूजा गर्ने स्थल छ, अस्थायी रूपमा मन्दिर छ यहाँ। याद रहोस् प्राय भक्तजनले यसै कुण्डलाई दामोदर कुण्ड पनि मान्नुहुन्छ, विशेष पूजा आज यही कुण्डमा गरिन्छ पनि। समग्रमा यी सबै दामोदर कुण्ड क्षेत्र नै हुन्। यता तल दामोदर कुण्ड, बीचमा केही खाली भाग छ, तलबाट काली गण्डकी वन छ र यता चक्र कुण्ड र दुध कुण्ड अवस्थित छ। बौद्ध धर्मावलम्बीहरूले निर्माण गर्नुभएको छोर्तेन या माने डाँडामा अवस्थित छ।

0: माथि डाँडामा छोर्तेन भएथ्यो मै बौद्ध धर्मावलम्बीहरूले पूजा गर्ने स्थल छ। यहाँ वडा सदस्य जीव र मैले आफ्नै तरिकाले डोग्यौँ। यस ठाउँमा आएर मनका कुरा चिताए पुग्ने विश्वास छ। सम्पूर्ण मानव जातिको कल्याण होस्, विश्वमा शान्ति छाओस्, नेपालमा सुख आओस्, समृद्धि आओस्, शान्ति कायमै रहोस् मेरो मनदेखि कामना छ। लामाको टोपी जै देखिने पहाड यताबाट झन् स्पष्ट रूपमा देख्न पाइयो। हामी फर्केर दामोदर कुण्डतर्फ जाँदैछौँ। यहाँ बिचमा कुनै कुण्ड थियो सायद, हाल सुकेको झै देखिन्छ। दामोदर कुण्ड सेरोफेरोमा कुश भेटियो। अचम्मै लाग्ने यहाँ कुश उम्रेको देख्दा।
1: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु। जस्तो अहिले यहाँनिर चाहिँ हामीले यत्रो यो नाङ्गो डाँडाहरू काट्यौँ, मरुभूमि जस्तो बालौटे ठाउँ कट्यौँ। अब यो ठाउँमा चाहिँ कुश उम्रिन्छ, फेरि कुश चाहिँ मजाले प्रशस्ती उम्रिन्छ। यो दामोदर कुण्डमा म छु, यो वरिपरि पनि कुश उम्रिन्छ। तर के छ भने तीर्थालुहरूले चाहिँ आएपछि अब कुशलाई चाहिँ चढाउने हुनाले चाहिँ यहाँ नजिकै चाहिँ अहिले चाहिँ कुश थोरै मात्रै हामीले खोज्दा मात्रै भेटिन्छ। यहीँदेखि अलिकति तलतिरपट्टिको यो पहाड छ झन् त्यहाँ चाहिँ अहिले त्यति पर्यटकहरू जाने कामै पर्दैन, यतै आउनुहुन्छ। त्यो पर्वतमा चाहिँ कुसै कुस छ, फेरि प्रशस्त कुस छ, किनभने त्यहाँ त कसैले त्यो टिप्ने या काट्ने गरेर पाएको छैन। यो चाहिँ एउटा रोचक कुरा यहाँ रहिआएको पनि छ। यहाँ प्रशस्त कुस छन् यहाँ पनि लामो लामो आएको छ। यहाँ तलको यो झाडीहरूको कुस चाहिँ यो तीर्थालुहरूले चाहिँ चढाउनलाई चाहिँ लिएर गइसक्नु भएको छ। अचम्मै हो नि सर, यस्तो ठाउँमा कुस चाहिँ, यहाँ त तल तातो ठाउँमा हुने चिज हो त्यो, यहाँ फल्नु भनेको चाहिँ यहाँ तल यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ अचम्मकै कुरो। तपाईँहरूको गाउँतिर पनि कुश हुँदैन नि, तल हुँदैन, यति उचाइमा हुन्छ। फेरि तपाईँको 3500 उचाइमा हुँदैन, 5000 मिटर उचाइमा फेरि कुश हुन्छ, अचम्मै छ।
0: दामोदर कुण्ड यात्रा गर्नु अघि केही कुराहरू विचार गरेर मात्र यात्रा सुरु गर्नुहोला। मुख्य कुरा त यहाँ ठाटीहरू सधैँ सञ्चालन हुँदैनन्, जेठदेखि साउन महिनासम्म ठाटी चल्छन्, पहिले बुझ्नुहोला, नत्र फेरि बिजोगमा परिएला। आफ्नो स्वास्थ्य अवस्था हेरेर बुझेर मात्र यता आउनुहोला, किनभने 5200 र 5700 मिटर उचाइ पनि चान्छुन होइन, लेक लाग्न सक्छ। सबैले हिँडेर यात्रा गर्नु, भर्सक घोडामा आउनु, हिँड्दा केही बढी सकस अवश्य पर्छ। यतातिर मोबाइल नेटवर्क चल्दैन, फोन सम्पर्क हुनै सक्दैन, त्यो पनि विचार गर्नुहोला। ठाउँ चिसो छ, तातो ज्याकेट र पानी परिहाले उति नै रेनकोट नछुटाउनुहोला। आफूसँग पर्याप्त नगद राख्नुहोस्, यता अन्य कुनै माध्यम छैन, खासै पैसाको काम पनि छैन। घोडा शुल्क हाल रु 10000 बुझियो। घोडाले उकालो चढाउँछ, ओह्रालोमा आफै हिँड्नुपर्ने हुन्छ। घिउमा ठाटीबाट एकै दिनमा दामोदर कुण्ड पुग्नै पर्छ, फर्कदा एकै दिनमा झर्नै पर्छ, बिचमा बास छैन कतै। यता मानवीय संवेदना, सहयोग इत्यादिको अपेक्षा नराख्नुहोस्, पैसा चल्छ अरू चल्दैन। घोडामा आउनु या फर्कनु मात्रको पनि उति नै शुल्क हो, फर्किन्छु मात्र भन्दा पनि उति नै लाग्नेछ। अन्य देखेका र भोगेका तर यहाँ भन्न नमिल्ने थिक्तो अनुभव पनि छ, व्यक्तिगत सम्पर्क गरे भनौँला बरु। भिडियोलाई आज यहीँ टुङ्ग्यौँ, यति धेरै मेहनत गर्छौँ हामी, एउटा लाइक गर्नुहोला भिडियो मन परेमा चाहिँ। यस्तै ठाउँहरूको भिडियो अझै आउनेछन्, पूर्वी ब्लू च्यानल सब्सक्राइब गरिदिनुहोला। आजलाई भने सम्पूर्ण टिमसहित म सचिन पनि बिदा माग्छु, धन्यवाद।
2: एउटा यस्तो यात्रा जहाँ हिँड्दै गर्दा तपाईँलाई थाहा हुँदैन म कुन देशको भूमिमा छु भन्ने, कहिले नेपालको पाँचथर तापले जाउँ त कहिले भारतको सिक्किम, पत्तो नै नहुने कता हो कता। यसै हिँडिराख्दा दर्जनौ पोखरीहरू भेटिँदै जाने, पोखरीले नै सोध्न मन लाग्ने तिमी कुन देशका हौ भनेर। एउटै पोखरी दुईवटै देशमा पाइने तर अस्तित्व फरक।
3: हाँडी पोखरी हो, हाँडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ।
2: यात्रामा अनेक गोठ भेटिन्छन्, कुनै नेपालमा कुनै सिक्किमतर्फका। भुटिया दाजु बस्ने सिक्किमको गोठ पुग्नेछौँ हामी।
4: 10-12 वर्षदेखि नै पालेको, पहिला हुँदाखेरि चाहिँ बाउको पालामा थियो, गाउँले नै थियो।
5: आमा यो चाहिँ कसरी यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त के भन्छ यसलाई?
6: यसले हाम्रो कुराबाट फिट्टा भन्छ, फिट्टा
5: फिट्टा
6: फिट्टा नेपाल कुराबाट फाटी। त्यहाँबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद, यहाँसम्म आइदिनु भएकोमा, सिक्किम सिक्किमलाई माया गरिदिनु भएकोमा।
2: लक्ष्य त सिक्किमको लक्ष्मी पोखरी पुग्ने हो, तर यसरी सल्लाह गरियो कुनै एक दिशामा हिँडियो, जता हिँडे पनि हुने, धेरै ठुलो क्षेत्र यो।
5: माथि
2: ठाउँ ठाउँमा सीमा स्तम्भ भेटिन्छ। नाम मेटिन आँटेको दयनीय अवस्थामा हल्लिँदै गरेको नेपाल भारत सीमा स्तम्भ पाइन्छ।
7: लेखेको पनि मेटिने अवस्थामा भएको कारणले यहाँ साथीहरूले चाहिँ यसलाई अलिकति के हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेछ। अब यसलाई अब अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ। तर हाम्रो तर्फको यो झन्डै मेटिनै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो।

0: हामी झापाबाट इलाम जिल्ला हुँदै पाथर र ताप्लेजुङको लेकहरू घुम्नलाई निस्क्यौं। ताप्लेजुङ छिर्दै मेची राजमार्गलाई गणेशचोकमा छोड्यौं। थर्पूबाट कच्ची बाटो करिब 4 घण्टा गाडीमा कटायौं र कालीखोला भन्ने स्थान पुग्यौं। कालीखोलाबाट एक दिनमा नुनथला बस्यौं, अर्को दिन तिम्बुङ पोखरी पुग्ने गरी नै हिँड्यौं। तिम्बुङ छेउको यो रेड पाण्डा होटलमा हामीले रात बितायौं र अब अगाडिको यात्रा सुरु गर्दैछौं। आज
1: यो हामी भएको स्थान नै करिब 4250 मिटर उचाइमा छ र यहाँबाट थोरै उचाइमा तिम्बुङ पोखरी अवस्थित छ। आज मौसमले साथ दियो भने हामी त्यतैबाट लक्ष्मी पोखरी पनि पुग्नेछौँ। हेरौँ, हिजोसम्म चाहिँ मौसम एकदमै खराब थियो, पानी पर्ने हुस्सु लाग्ने भइरहेको थियो, आज बिहान चाहिँ मौसम सफा छ, आशा गरौँ हामी त्यहाँसम्म पुग्न सक्नेछौँ।
0: होटलबाट हामी अघि बढ्यौँ। तिम्बुङ दर्शन गर्नु अघि हाडी पोखरी पुग्नै पर्छ भन्ने मान्यता रहेछ। यो हाडी पोखरी नेपालतर्फको, भरे उता सिक्किममा पनि भेटिन्छ रे हाडी पोखरी। हाडी पोखरी दर्शन पश्चात थोरै उचाइ चढेपछि पुगियो तिम्बुङ पोखरी। समुद्री सतहभन्दा 4300

0: 40 मिटर उचाइमा अवस्थित सुन्दर ताल तिम्बुङ पोखरीमा बन्दुक पड्किएको आवाज आउँछ र यसको पानीको निकास पनि अचम्म लाग्दछ। तिम्बुङ पोखरी क्षेत्रको अर्को विशेषता यो केन्जो फूल, अति आकर्षक टावर जै देखिन्छ यो दुर्लभ वनस्पति।
1: केन्जो या पदमचाल, यसको दुईटै नाम छ, केन्जो पनि भनिन्छ पदमचाल पनि भनिन्छ, तर यो जुन फूल र यसको जरा दुईटाको नाम चाहिँ केन्जो र पदमचालको अवस्थाले चाहिँ बुझिन्छ। एकदमै ठुलो जडीबुटीको रूपमा पनि रहेको छ र यो लगभग यो जुन तिम्बुङ पोखरी क्षेत्र छ यो चाहिँ केन्जोको लागि एकदमै धेरै प्रख्यात क्षेत्र पनि हो। यो हामी एकदमै रेयर अर्थात् यो दुर्लभ वनस्पतिको रूपमा पनि लिन सक्छौँ। यो फूल हो एक प्रकारको वनस्पति नै हो भनौँ, यसको यो टावर जस्तो आकार हुन्छ र यो हामीले पारीको भित्तैभरि यो देख्न सक्छौँ। अहिले अलिकति केही समय बितिसक्यो, यो फक्रिएर चाहिँ पत्ता पात हुन्छ पछि त्यो अवस्थामा पुग्न आँटेको चाहिँ हामी देख्न सक्छौँ भने, अहिले पनि यद्यपि यो भदौको महिनाको अन्त्यतिर पनि यहाँनिर चाहिँ यसरी चाहिँ केन्जोहरू फुल फुलेको चाहिँ हामी वरिपरि प्रशस्त रूपमा चाहिँ भेटाउन सक्छौँ।
0: झट्ट हेर्दा अङ्ग्रेजी आठ आकारको तिम्बुङ पोखरी अति कम पर्यटकले भ्रमण गर्ने गन्तव्य हो। पोखरी आँखैमा सुन्दर, यहाँ आइपुग्ने पदमार्गबाट देखिने दृश्यहरू अब्बल, यहाँ आउँदा बाटैभरि खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू खुलिसकेकाले अब यो स्थानले धेरै पर्यटक पक्का भित्र्याउनेछ। भ्रमणसँगै एउटा बिर्सन नसकिने सम्झनाहरू दिन्छ तिम्बुङ यात्राले।
1: हामी अब तिम्बुङ पोखरीबाट पनि अझ अघि बढ्यौँ। अबको हाम्रो गन्तव्य भनेको लक्ष्मी पोखरी। हामी तलबाट अलि धर्मरमै थियौँ, यदि मौसम खुल्यो भने अगाडि जाने, मौसम बिग्रियो भने त फेरि उपाय रहँदैन भन्ने थियो। मौसम केही बिग्रिँदै त छ, तर अहिलेसम्म चाहिँ यसो हेर्दाखेरि चाहिँ सफा नै भएको अवस्था छ। करिब 3 घन्टा हामीलाई लाग्छ छिटो हिँड्दाखेरि लक्ष्मी पोखरी पुगेर त्यहाँको दृश्यहरू हेर्छौँ भने, फर्किएर फेरि यही बाटो चाहिँ अब फेरि म्याराथन हुँदैछ, कसरी लेकमा चाहिँ मान्छेहरू कुद्नुहुन्छ अनि कसरी विजेताहरू घोषित हुन्छ, जहाँ चाहिँ यसरी हिँड्दै चाहिँ स्यास्या महसुस हुन्छ, त्यहाँ चाहिँ कसरी चाहिँ मान्छेहरू धावकहरू चाहिँ कुद्नुहुन्छ, त्यो चाहिँ दृश्यहरू आउँदैछ। यो लेकमा कुदेको रमाइलो दृश्यहरू र यता सिक्किमतर्फको हाम्रो भूभाग भनेर नेपालको भन्दा पारी त्यहाँको चाहिँ सुन्दर पोखरीहरू धेरैवटा छन्, त्यो सबै दृश्यहरू हेर्दै हेर्दै यो लेकको जनजीवन गोठहरूको चाहिँ आनन्द लिँदै नै हामी अगाडि बढ्दैछौँ।
0: बिहान त मौसम सफा थियो, बिस्तारै तलबाट बादल थपिँदैछ, हामी थप उचाइ उक्लिने हो, आशा गरौँ त्यता मौसम सफा नै हुनेछ।
2: ल, हाम्रो मिस्कल सर उहाँ चाहिँ एकदमै धेरै समस्यामा हुनुहुन्थ्यो हिजो, अहिले ठिक छ सर स्वास्थ्य?
3: अहिले एकदम ठिक सर।
2: यो 43-44 सय मिटरमा हिँडिराख्दाखेरि
3: एकदम रमाइलो छ।
2: हजुर,
3: नेचरहरू पनि एकदम सुन्दर ठाउँहरू छ।
2: अहिले स्यास्या हुने हिजोको जस्तो त्यस्तो
3: होइन, हिजो बाटोमा पानीले अलिअलि भिजेर टाउको चिसो भएछ, राति टाउको तिसिरहेको थियो,
2: लेटी आएको त होइन,
3: होइन बिहान उठेर हिँडेदेखि एकदम
2: अहिले
3: भइसक्यो, रमाइलो
2: ल रमाइलो गर्दैछौँ।
0: हामी हाल पाँचथर जिल्लामा छौँ। तिम्बुङ पोखरी पाँचथर र ताप्लेजुङ सिमानामै थियो, अब यसअघि करिब 1.5 किलोमिटरमै पुगिन्छ नेपाल भारत सिमाना। हामी नेपाल भारत सिमानाबाट कहिले नेपाल कहिले भारत हुँदै नै अघि बढ्नेछौँ, गन्तव्य लक्ष्मी पोखरीलाई राखेर। यी यसरी ठडिएका ढुङ्गा मलाई चाहिँ मानिसले नै ठड्याएका हुन् कि झैँ लाग्यो, तर धेरै ठुलो क्षेत्रमा यसरी नै ढुङ्गाहरू उभिएका देखिन्छन्।
2: यो बाटो हिँडिराख्दाखेरि हामीले अत्याधिक रूपमा यस्तो यो ठडिएका ढुङ्गाहरू देख्यौँ, अब यसै हेर्दा लाग्छ यो त कसैले मानिसले नै यो ठड्याएका हुन्, तर हामीले यसो बुझ्दाखेरि यहाँ स्थानीयहरूले भन्दा पनि यी प्राकृतिक रूपमा ठडिएका ढुङ्गा हुन्। हाम्रो गोरेटो पनि अहिले चट्टानको बिच यस्तै ठडिएका ढुङ्गाहरू बिच नै गएको छ, साना साना चट्टानका चाहिँ पत्रहरू भएको ढुङ्गा छ, अर्थात् ठुलो चट्टान चाहिँ होइन, त्यसैको चाहिँ सानो भागहरू चाहिँ चुटिएर रहेको अवस्था, यो कुनै समयमा भएको भूसियाले चाहिँ चट्टानहरू सानो सानो अवस्थामा छन्। एकदमै रमाइलो वातावरण छ, एकदमै यो लेकको चाहिँ यात्रा धेरै रमाइलो भइरहेको अवस्था पनि छ। यो हामीले वरिपरि हेर्दा यसरी ठडिएका ढुङ्गाहरू यहाँ मात्रै होइन सम्पूर्ण क्षेत्रमा नै यसरी नै ठडिएको रूपमा देख्न सक्छौँ।

0: कतिपय ढुङ्गा त मानिसले खड्याउन नसक्ने बढेमानका पनि देखिन्छन्। वास्तविकता जे होस्, दृश्य चाहिँ उचित छ। यता समुद्री सतहभन्दा 4300 मिटर उचाइको यो भूगोल, सबैभन्दा उत्कृष्ट त यहाँ हिँड्ने पदमार्ग, ढुङ्गाको बगैँचा नै भन्न सकिन्छ यसलाई। हामी सबै दङ्ग पर्यौँ यस्तो स्थान आइपुग्दा। बिस्तारै हुसुले छोप्दै ल्यायो, बाटो पहिल्याउन पनि मुस्किल गराइदिन्छ बाक्लो हुसुले।
1: अहिले हामी पाँच थरमा छौँ कि ताप्लेजुङमा छौँ?
2: अहिले हामी यो पाँच थरको सेलेले भन्ने पोइन्ट हो। यो चाहिँ यो पोखरीबाट झन्डै झन्डै 10-15 मिनट ओतिरपट्टिको एरिया हो, अनि सेलेले भन्ने ठाउँमा चाहिँ डाँफे पनि बस्ने एरिया हो। तर अब अहिले चाहिँ यो उभौलीमा चाहिँ अलिक माथि गएको हुन्छ, अब फर्केर आउँदा चाहिँ
1: हिउँ पर्ने बखत,
2: हिउँ नै पर्दाखेरि चाहिँ फेरि तल अलिक तल झर्छ। असोजको आसपासमा चाहिँ सेलेले आसपासमा चाहिँ बासै भुस्र डाँफे चाहिँ यो डाँफे पाउने एरिया सेले देखियो चाहिँ। हजुर,
0: भित्ता या भुइँ सबैतिर भदौरे फुलहरू फुलिरहेका, यो क्षेत्रमा यता कता कस्तुरी मृगहरू पनि चरिरहेको देखिन्छन् रे। यही फुलमाथि कस्तुरी वस्त्र रुचाउँछन् रे, यसलाई कस्तुरी फुल त्यसकारण भनिएको रहेछ।
2: यो चाहिँ कस्तुरे झार पनि भन्छ, अनि त्यस पछाडि सँगसँगै यसलाई भदौरे पनि भन्छ। भदौरे चाहिँ तपाईँको भदौमा फुल्ने भएर हजुर। यो कस्तुरे फुल चाहिँ किन भन्छ भने कस्तुरी चाहिँ भुइँमाथि बस्छ,
1: कस्तुरी मृग चाहिँ बस्छ। सहरमा चाहिँ म चाहिँ यसलाई चाहिँ भुइँकुलहरू भन्छु होइन, तर यसको पनि त अब आफ्नो आफ्नो नामहरू हुन्छ।
2: यो चाहिँ धेरै यो हाम्रो यो अल्टिट्युडको नेपालमा धेरै भूभागमा पाइने लगभग
0: यस्तै फुल बगैँचा र हरियो चौर बिच नै गोरेटो बढेको छ। निकै रमाइलो महसुस हुँदैछ यस्तो बाटोमा हिँड्न पाउँदा।

0: पुरौलीमा चाहिँ यहाँको चौरी चाहिँ तल फालेलुङ छ नभएको छ।
1: यो चाहिँ फालेलुङ तिनकै चौरी हो,
0: फालेलुङ फलोटको एरियाको सस्ताको बोट हो, सस्ता नै चौरी अरे। यो चाहिँ त्यो चौरी फेरि चौरी भन्दाखेरि यता चाहिँ यो उराङला पनि हुन्छ नि,
1: त्यो
0: चाहिँ डी
1: डी अनि त्यो चौरी
0: त्यो चौरी।
1: भाइ हुनुहुन्छ भित्र?
0: भाइ चाहिँ हाम्रो तल त्यसलाई पानी चाहिँ तताएको जिएन नै
1: पानी चाहिँ अघि छैन भन्दै थियो नि
2: के छ हौ यहाँ त आमामा रेलो रैदलो पो रहेछ त।
0: पुग्छ
2: हाम्रो थर्मस भर्न पुग्छ पुग्छ होला, त्यसैलाई यसो म्यानेज गरी हेरौँ।
0: फुरा फल जस्तो देख्छौँ

0: ए उम्लेको धेरै छ पानी, यति भए त आधा बाँच्यो नि त हामी. यहाँ अगाडि अब फेरि अर्को बोटहरू छ होइन, अनि तातो पानी भेटिँदैन. एटलिस्ट यति तातो पानी भयो भने हामी आजलाई पुर्याउँछौँ जसरी भए पनि.
1: यो गोठ पुग्छ
0: सिक्किमतिर पनि मान्छेहरू
1: गोठ छ सिक्किम साइडमा पनि.
0: हजुर,
1: अनि त्यहाँनिर नजिकै अब आज हामीले धुत्ने चाहिँ एउटा मात्रै गोठ छ. ए त्यही भित्र छिर्दा चाहिँ धेरै नै बस्छ, अनि त्यो बोर्डरको नजिकै चाहिँ एउटा मात्रै गोठ छ. अनि हामी अब लक्ष्मी पुगेर घरतिर आएर त्यो गोठमा खाजा यसो खाजा खाजा खाएर
0: गोठमा सिक्किमको गोठमा खाएर नेपाल सिक्किमदेखि पाथरको पहाडलाई सिक्किमतर्फबाट आएको हुस्ले छोप्दै फुल्दै गर्दैछ. हामीलाई त सिमानाले संकुचित बनाएको छ, प्रकृति निर्वात स्वतन्त्र छ. यही प्रकृति चाहिँ खुल्ला.

प्रवृत्ति र चाहन सक्दैन मान्छे, हाम्रो सीमितता छ, सकिँदैन यसलाई उछिन्न। हाम्रो मनमा यस्तै यस्तै कुरा खेले, भावुक पनि बनाए निकै। कुनै एक स्थानमा होइन, प्राय सबैतिर यसरी नै ढुङ्गाहरूकै नदी छ। फुल सबैतिर उसै गरी भेटिन्छन्। एउटा अलग दुनियाँ फरक संसारमा आए झैँ हुँदैछ।

0: सर यो फुललाई चाहिँ के भनिन्छ?
1: अहिले चाहिँ हामीले माई कोपिला भेट्यौँ हामीले, यो माई कोपिला भन्ने एउटा जडीबुटी नै हो यो चाहिँ। अनि यो चाहिँ हामीले मेन चाहिँ काटेको ठाउँमा, आलो काटेको ठाउँमा, तपाईँको तत्काल काटेको ठाउँमा हामीले थोरै यो रुवा चाहिँ त्यहाँ प्रयोग गऱ्यौँ भने त्यो खुन रोप्ने काम चाहिँ यसले तत्कालै बन्द गरिदिन्छ। यो चाहिँ एकदम अचम्म तरिकाले
0: खुन रोप्ने काम बन्द गर्छ, खुन रोप्न खुन बग्ने काम चाहिँ बन्द
1: गर्छ। खुन आउँदै गरेको अब ठुलो काटिएको छ भने पनि, अब धेरै ठुलो काटिएको छ भन्दा अलिक असम्भव हुन्छ, तर पनि त्यो बगिराखेको खुनलाई यसले चाहिँ झ्याप्पै रोपिदिने काम गर्छ।
0: यो दुर्लभै हो कि प्रायः
1: यो क्षेत्रमा चाहिँ पाइन्छ, तर अब खासै अरूतिर चाहिँ खासै थाहा भएको होइन। यो तोपेकोला एरियातिर पनि मैले देखाएको थिएँ। यो चाहिँ यसरी रुवा झिक्न सकिन्छ, यो फुल मार्नु परेन। हामीले यसलाई चाहिँ जुन हामीले अघि यो खुन रुवालाई खुन बग्ने क्रम चाहिँ बन्द गर्ने भन्ने कुरा गरेको थियौँ, यो रुवाले गर्ने हो। यो रुवा मात्रै पनि हामीले उखालेर यसलाई चाहिँ युज गर्न सकिन्छ।
0: यो सिधै बाटो चाहिँ कता गयो? हामीले त कुरेटो छोड्यौँ, अब लगभग
1: कुरेटो छोडेर हामी चाहिँ अब यो जम्ला पोखरी बोर्डर एरिया सिक्किम साइडतिर लाग्दैछ। यो बाटै बाटो चाहिँ तपाईँको यो 4 किलोमिटरको नयाँ ट्रेल बनायो। यो चाहिँ पास ट्राफिक हुँदै तपाईँको यो बाटो मचुडी गयो भने फाडे मेङ्गो मोड गइरी हुँदै तपाईँको मेजरको डाँडा हुँदै चिया भन्दैन, अनि त्यही डाँडा चाहिँ फलो गर्दै जानुहुन्छ भने हामी तल यो फलो सन्दकपुरसम्मको रुट कनेक्ट गर्न सक्छौँ।
0: त्यसको कुरै त चाहिँ राम्रै गएको छ,
1: यो अलिकति तलसम्म चाहिँ राम्रै गएको छ, अनि त्यस पछाडि तल चाहिँ गाउँले गोठाले बाटो भएको
0: त्यही यता सिक्किम लाग्यौँ।
1: सिक्किममा
0: लखी पोखरी तिमी जाने के अरे पाँचतरतिर, म जाने सिक्किमतिर भन्नुपर्छ है।
2: गाडी राम्रो लानु भएको छ भने त त्यो अलिकति यो यस्तै अँध्यारो भयो भने पोखरीबाट चुप्रुमा पसिन्छ, त्यो अलिकति भइरहेको
1: ए त्यसको साइड
2: साह्रै बाक्लो लाग्छ,
1: चुप्लुङ्गै त पसिँदैन होला,
2: पसिन्छ त्यो त्यहाँ गर्छ, तर माथिकै छ नि,
1: हामी माथि भ्यू पोइन्ट मात्रै धुने ए मलाई चुप्लुङ्गै नपस्ने।
2: उसो तल तल पुग्नुहोस्, फेरि तलबाट एउटा बाटो आउँछ, त्यो बाटो आएर आउनु भयो भने भन्दै नपुग्छ, त्यो बाटो जानुभयो अब यो घुम्ने झर्ना चाहिँ कहाँ झर्ने
3: घुम्ने चाहिँ यो बाटो नछोडी रहेछ, ओह्रालो लानु पऱ्यो, एउटा बाटो यता उकालो आउँछ, त्यो चाहिँ फेरि जम्ने आउने अरे,
2: हिँड्न आउँदा चाहिँ छिटो हुने भयो होइन।
4: तिम्बुङबाट पास्तर फर्किने टोलीले पानी मागी खानुभयो र बिदा हुनुभयो। उहाँहरू पास्तरतर्फ, अब हामी भने सिक्किमतर्फ नै उकालियौँ। अब केही उचाइमा नेपाल भारत सिमाना भेटिन्छ अरे। उसुले भने बर्बादै बनायो, अहिले झ्याप्प छोपेको छ, तर आशा गरौँ केही छिन नखुल्नेछ मौसम। हामीसँग सिङ्गो दिन बाँकी नै छ अझै। उहाँ अमिर राई, पर्यटन व्यवसायी, आजको हाम्रो प्रमुख गाइड, उहाँ धेरै अनुभवी, यस्तो भेगका धेरै यात्रा अनुभव साट्नुहुँदैछ उहाँले। अब यसअघि चाहिँ अलिक झुकिन सक्ने भूखण्ड छ अरे, हामी भने नछुटिकन सँगै हिँड्नुपर्ने हुन्छ, यसै पनि उसुले केही देखिएको छैन। यस्तोमा साथीभाइसँग अलग भइयो भने फेरि समस्यामा परिन्छ, रुमलिन सकिन्छ। यही अघि नेपालतर्फ पर्ने जोडी पोखरी या भनौँ जुम्ल्या पोखरी रहेछ, हाम्रो दुर्भाग्य।

0: मौसम सफा नभएर केही देख्नै पाइएन।
1: हामी केही अगाडि बढेर यो 26 नम्बर पिलर नेपाल भारत सिमाना भए स्थानमा आइपुग्यौँ। यही तलतिर जुम्ल्या पोखरी छ। अहिले एकदमै मौसम चाहिँ प्रतिकूल भएको कारणले हामीले केही नै देख्न सकेको अवस्था छैन। यो पिलर हेर्दा पनि अलिकति जीर्ण अवस्थामा छ, यो हल्लिने अवस्थामा छ, अनि हाम्रो नेपाल तर्फको चाहिँ लेखेको पनि मेटिने अवस्था भएको कारणले साथीहरूले चाहिँ यसलाई अलिकति के हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ। अब हामी यहाँबाट बिस्तारै अगाडि बढ्छौँ, यो क्षेत्रको भ्रमण गर्दै गर्दै सकेसम्म हामी लक्ष्मी पोखरी पुग्न प्रयास गर्छौँ। तर मौसमले चाहिँ हामीलाई अलिकति 10 मिटर अगाडिसम्म पनि देख्न नसकेको अवस्था चाहिँ त्यो अवस्था भइरहेको छ। अहिले हाम्रो यो नेपालतर्फको चाहिँ झन्डै मेटिसकेको अवस्थामा भएको कारणले हाम्रो सर शुभ नाम सर
2: जनप्रतिनिधि आफैले चाहिँ यो सिमानाको यो भोगिलास अवस्था देखेर यहाँ जे छ यो चाहिँ विशेष गरी महिलाहरूले श्रृङ्गार प्रयोग गर्ने साधनलाई उहाँले चाहिँ यो सिमानाको श्रृङ्गारका लागि प्रयोग गर्नुभएको छ। हेर्नुहोस्
1: कतिलाई अब अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ। तर हाम्रो तर्फको यो झन्डै मेटिनै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो।
3: थोरै किताब पनि नेपाल देखिएर त्यो भएर चाहिँ अहिले थोरै त्यसलाई कतै बताउँदैन।
1: यो त मजाले पानी पर्यो भने त जान्छ, तर पनि एउटा मायाको रूपमा चाहिँ लिन सकियो यसलाई। किनभने अब हामीसँग भएको स्रोत साधन यहाँ महिलाहरू भएको कारणले लिपस्टिक मात्रै भयो, यो लेखहरू रङहरू हुने कुरो भएन, त्यो कारणले लिपस्टिक प्रयोग गर्यो। अनि के पो गरेको छ
2: अनि यो पिलरमा चाहिँ झन्डै यति मान्छे चाहिँ सायदै
0: पहिलो भन्दा

0: अब यात्रा लक्ष्मी पोखरी तर्फको हाम्रो उसले चाहिँ केही देखिएको छैन सर है साह्रै मुख
1: एकछिन बस्छ
0: झोलामा छ खानेकुरा त तर अब यहाँ कहाँ खाने भन्ने होइन अगाडि
2: बिउ खाता अर्काको
3: होइन त्यहीको है त
0: अहिले हामी भारतको भूभाग खुवाएर हिँड्दैछौँ यो सिक्किमको पानी ढलोको यतापट्टिको क्षेत्र भएर करिब अब दुई अढाई घन्टा त लाग्ला बिस्तारै जाँदा लक्ष्मी पोखरी पुग्छौँ हेरौँ आशा गरौँ मौसम खुल्दा अब त्यहाँ बिचमा फेरि सिक्किमको गोठमा पसेर खाना खाने अथवा खाजा खाने पनि योजना छ आशा गरौँ यो हुस्से चाहिँ हटोस् तर हामी निरन्तर अगाडि चाहिँ बढ्ने नै छौँ
4: अब हामी भारततर्फको भूभाग गएर यात्रा गर्दैछौँ भारतको सिक्किम पर्छ यता यहाँ वास्तवमा प्राकृतिक सिमाना नै रहेछ पानी ढलो वाटरसेडको आधारमा पहाड़को एकातर्फको ढलान भारत अर्कोतर्फ नेपाल पानी पर्दा जता बहाव हुन्छ बहावले नै देश छुट्याउँछ
0: कति राम्रो ठाउँ रहेछ है तर बेला बेला यसरी खुलिदिन्छ वरिपरिको केही चट्टाने भूभागहरू देखिन्छ फेरि मौसमले धोका चाहिँ दिइरहेछ हेरौँ के हुन्छ
4: देश फरक भए पनि भूगोल उस्तै ढुङ्गा चट्टान पहाड उस्तै प्रकृति त्यही न हो मानिसले सीमा छुट्याएका नहुन् कति फरक छैन अघि नेपालको र यता भारतको दृश्यहरू केही फरक गोठ देखियो सिक्किमको गोठ रहेछ त्यता यो भेगमा तल सिक्किमको कुनै ठाउँबाट आएर एकजना दाजुले चौरी गोठ बनाएर बस्नुभएको रहेछ हामी नेपाली सबै सिक्किमको यो मानवीय बसोबास भएको गोठ छिर्दैछौँ हामी साथै नेपालबाट आएको कुकुर पनि छँदैछ
5: खेदायो यार हाम्रो कुकुरलाई त इन्डियाको कुकुरले सिक्किमको कुकुरले नेपालको कुकुर खेदाइदियो
4: सिक्किमका पासाङ भुटियाको यो गोठमा उहाँको परिवार नै बस्नुहुँदो रहेछ आमा र छोरीका साथ उहाँ चौरी पालन गर्दै यतै धेरै जसो समय बिताउनुहुन्छ उहाँको घर चाहिँ तल सिक्किमकै गाउँमा रहेछ बुवाकै पालादेखि यसरी नै जीवनयापन चल्दैछ उहाँको
0: हामी यसो भिडियो गर्दै गर्दै धन्यवाद सिक्किममा पनि हेरिदिनु भयो एकदम खुसी लाग्यो
6: सिक्किममा डबर कति छ
0: ए
6: है भेटौँ भनेर कहाँ
0: धेरै धेरै खुसी लाग्यो यो छङ्गापानी ए छङ्गापानी यो छाँगै झर्द रहेछ नि त यहाँ
6: यहाँनिर छ
0: ए तल छ भने झर्नै भएर झर्छ यो खोला
6: ए पोखरी छ
0: यो गोठ थाप्नु भएको कति भयो
6: सुन्नु त पैसा थियो
0: पुरानै हो
6: पुरानै हो तर बिचमा अलिकति खर्चलाई हटाएर हो फेरि त्यसपछि अब परिवर्तन भएर अहिले दस बाह्र वर्ष भयो
0: दस बाह्र वर्ष भइसक्यो भित्र छिर हेरौँ त है म त यता हो
6: नमस्कार
0: धन्यवाद अझै हेर्नु होला यहाँको भिडियोमा आउँदैछ
7: सबैजनालाई फेरि पनि सिक्किममा स्वागत मेरो तर्फबाट ए हुन्छ हुन्छ

0: यो तोरी पालनलाई चाहिँ रोक लगाउने सरकारले निर्णय गर्यो। त्यस पछाडि चाहिँ चौरी मास्ने भइसकेपछि चाहिँ उहाँ चाहिँ फेरि नेपाल साइडमा गएर पनि चौरी पालन गरेर
1: धेरै राम्रो
0: नेपालको चौरी ह्याङ भन्ने ठाउँमा गएर धेरै वर्ष त्यहाँनिर चौरी पालन गर्नुभयो,
1: चौरीलाई बचाउनु।
0: अनि फेरि त्यस पछाडि जब यता चौरी पाल्ने अनुमति पाउनु भयो यतापट्टि त्यो चौरी पालनलाई खुला गर्यो अनि फेरि आफ्नै
2: अहिलेको सरकारले
0: फर्केर आएर यसले चौरी पालन गरिराख्नु।
2: पालेको त पहिला 10-12 वर्षदेखि नै पालेको, पहिला
3: पुर्खा
2: हुँदाखेरि चाहिँ बाउको पालोमा थियो, चौडी नै थियो। अनि त्यसपछि पाल्दै पाल्दै हामी यही गोडला दुईजना छौँ, अनि हामी दुईजना छौँ छोरीहरू, अनि छोरा बुहारीहरू उन्दै घर जोडै छ, उँधो उँधो छ।
1: हजुरको घर चाहिँ यहाँदेखि कति टाढा पर्छ?
2: मेरो एक दिनको बाटो हो हजुर, एक दिनको बाटो।
1: अनि चौरी चाहिँ अब तल सर्छन् कि अझै माथि सर्दै जान्छन्?
2: चौरी अब अन्तिम यिनै सर्छ, अब यहाँ झर्दै झर्छ, एक दिन भर चाहिँ उन्दो उँधो झर्दै झर्दै यता अब त्यो सन्दकपुरसम्म नै जान्छ, फलवटसम्म सर्दै जान्छ हजुर।
1: कतिवटा
2: चौरी? 70 जस्तो छ हजुर। हजुर त्यस्तै अब आधी जस्तोले दिन्छ, आधी चाहिँ अब थाहा हुन्छ, कोही बेला भ्याउँछ अर्को सालमा, अर्को सालमा अर्को जस्तो परिबन्धन हुँदै दुध त बिक्री हुँदैन, यही घिउहरू बनायो, छुर्पीहरू बनायो, माग छुर्पीहरू राम्रै छ हजुर, त्यस्तै हजुर हजुर। अनि पहिला पहिलादेखि परेको छैन, हामी यस्तो यस्तै अब पेसा गरेर अब अहिले एक दिन टाइम पास पनि हो यस्तो गर्दै, अनि कोही हिसाब मिलेर भेट्दै अन्त यस्तै छौँ।
1: यसै नेपालबाट घुम्दै आउने पर्यटकहरू पनि निस्किन्छन्?
2: पर्यटकहरू आउँछ हजुर, आउँछ कस्तो नेपालको पनि आउँछ हजुर, चिन्जान भएपछि आउँछ यहाँनिर खानु व्यवस्था यसो भएपछि।
1: त्यतिकै चिन्जान नभएकोहरू घुम्दै घुम्दै पनि यता पुगेको छ कि छैन?
2: अनि त्यो पनि आउँछ हजुर,
1: कस्तो लाग्छ नेपाल?
2: एकदम आउँदा खुसी लाग्छ एकदमै, सबै जति नै आए हामीलाई एकदम खुसी नै छ सबै जग्गा।
1: कसैलाई यता मतलब सिक्किमतिर पो बस्छु भनेर मन लाग्यो भने यसो बस्ने व्यवस्था त छैन?
2: व्यवस्था त अब अप्ठ्यारो हुन्छ
3: हजुर,
2: आमा जानु परेको हुन्छ, हुन्छ एक दुई रात बस्दा त के सबै पर्दैन, सहयोग पाइन्छ पाइन्छ, हो त्यो पनि पाइन्छ। अब तपाईँहरू अब धेरै टाढोबाट आउनु भयो जस्तो, फेरि फेरि आइदिनुहोस्, अब एकदम खुसी, तपाईँको धेरै सम्झेको थियो, तपाईँको पहिला पनि धेरै हेरेको, यो जहाँ जहाँको लाउनु भएको नपर्यो।
1: आमा यो चाहिँ कसरी यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त के भन्छ यसलाई?
4: यसले हाम्रो कुराबाट फिट्टा भन्छ, फिट्टा
1: फिट्टा
4: फिट्टा, नेपाल कुराबाट फाट्टी

0: भट्टी
1: यसको प्रयोग भनेको चाहिँ आगो फुक्नलाई
0: आगो फुक्नले यो सुविस्ता हुन्छ
1: त्यो केले परेको हुन्छ आमा यो त झोला जस्तो देख्छु म त
0: यो त खास गरी छालले बनाउँछ अहिले छाल पाउनु छोड्यो यो पालले बनाएको तिरपाल
1: कारीकोटले
0: थालाले बनाउँछ मारेर बनाउँछ
1: यसको मुख्य प्रयोग भनेको त आगो फुक्ने
0: आगो फुक्ने मात्रै हो त्यति मात्रै हो
1: यो पहिलेदेखि नै हजुर चाहिँ गोठमा बसोबास गर्नुहुन्छ कि के कसो छ
0: अब हामी उहिलेदेखि नै पोस्तु पालेर पोस्यो परै छैन यस्तै पोस्तु पालेर पोस्यो
1: पहिले केटाकेटी हुँदा पनि गोठतिरकै बास हो
0: केटाकेटी हुँदै गोठदेखि नै पोस्यो
1: होइन अर्को घरहरू पनि देखिएन नजिकै त त्यो कहिलेकाहीँ त डर लाग्दैन
0: के कोठ छ यहाँ तल मैले अहिले तपाईँ गहिरो लागेर नडेरेको छ यहाँ तल छ उत्तम छ तँ बिमार के भयो भने छ ग्रुपै छ
1: तर अब फेरि आफ्नो घर पुग्नलाई त एक दिनै हिँड्नु पर्छ
0: आफ्नो घर पुग्नले त अब बिहान गयो भने बेलुका पुग्छ
1: ए भनेको तपाईँहरूलाई त्यस्तो अप्ठ्यारो छैन कि
0: छैन है त साह्रो परि गयो भने त यो फौजीले पनि सही भयो गरिहाल्छ आउँछ बोला
1: गर्छ
0: गर्छ लानु साथी गर्छ दबाई पानीहरू सबै ठिक छ ठिक छ
1: अप्ठ्यारो चाहिँ के हुँदो रहेछ आमा यहाँ बस्दा लेकमा बस्दा
0: हामी त अप्ठ्यारो के छैन तपाईँहरू आउनु भयो राम्रो भयो फेरि पर्दैछ आउँछन् राम्रो
1: कहिले काहीँ यसरी आउँदा खुसी लाग्छ
0: खुसी लाग्छ
2: तपाईँहरू उताबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद यहाँसम्म आइदिनु भएकोमा सिक्किमलाई माया गरिदिनु भएकोमा धन्यवाद
3: हामी गोठबाट निस्क्यौँ र अघि बढ्यौँ अबको गन्तव्य लक्ष्मी पोखरी लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा अनेकौं अन्य तालहरू भेटिन्छन् रे प्राय ठुलै आकारका तालहरू छन् यता तर ताल चाहिँ भनिँदैन यहाँ सबै पानीका दहलाई पोखरी नै भनिन्छ यता सबैजना अहिले सिक्किमको गोठ सम्बन्धी गफ गर्दैछौँ हामी अचानक त्यहाँ पुग्दा गोठवासी निकै हर्षित हुनुभयो थियो सपरिवार नै कति राम्रो आतिथ्य छ उहाँहरूको यति प्रतिकूल वातावरणमा उहाँहरूसँग राम्रो गफगाफ गर्न पायौँ हामी पनि निकै हर्षित भयौँ यहाँको यस्तो ठाउँमा यति मिठो सत्कार पाउँदा गोर्खा सबैजनालाई फेरि पनि धन्यवाद हामी उस्तैदेखि नै भूगोल छिचुल्दै अघि बढ्यौँ गोरेटो जस्तो चाहिँ छ तर त्यति स्पष्ट छैन हिँड्नलाई अप्ठ्यारो छैन जहाँ जतैबाट ढुङ्गा तर्किँदै हिँडे पनि हुने यो स्थानमा एक्लै दुक्लै यात्रा गर्नु चाहिँ उचित हुँदैन सबैतिर हेर्दा उस्तै देखिनाले हराउन सकिन्छ अहिले अमीरजी हुनुहुन्छ हामीसँग र ढुक्क छौँ नत्र यहाँ सजिलै रुमलिन सकिन्छ एकजना जानकार व्यक्ति बिना यहाँ हिँड्न चाहिँ म सल्लाह दिन्न लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा कतै लाम पोखरी पर्छ अरे हामी लाम पोखरीतर्फै बढ्दैछौँ अहिले हामी समुद्री सतहभन्दा 44-45 सय मिटर उचाइमा होलाउँ हाल निकै फरक अनुभव अत्याधिक रोचक लागिरहेको छ यो यात्रा यति निर्जन ठाउँ यहाँ हामी बाहेक कोही पनि मानिस भेटिँदैन घर त हुने कुरै भएन टाढा टाढा दूरीमा गोठहरू चाहिँ छन् रे मानवीय चलपल त शून्य प्राय नै छ यहाँ रहेछ लाम पोखरी निकै लम्बाइ भएको ठुलो पानीको दह अगाडि विशाल चौर छ लामपोखरीको दृश्य एक तहमाथि चढेर हेर्दा उत्कृष्ट देखिन्छ अरे हामी चट्टानको माथिल्लो तहतर्फ चढ्दैछौँ
4: हामी बसेको खाजा खाएको गोठबाट मात्र चाहिँ 10 मिनट जति अगाडि हिँडिसकेपछि यो लामपोखरीमा हामी आइपुगेका छौँ लामपोखरी लामो भएरै होला सायद यसलाई लामपोखरी नामाकरण गरिएको हुनसक्छ यो चाहिँ सिक्किमको भूभागमा पर्छ भारतको लगभग हामी त हिँड्दै आउँदाखेरि कहिले नेपाल कहिले सिक्किम हुँदै नै हिँड्दैछौँ तर अब यो भूबनोट उस्तै छ मात्र एउटा पोलिटिकल बााउन्ड्रीले छुट्याएको भेग तर हामीले त्यहाँ होटलमा चाहिँ अथवा भनौँ त्यो गोठमा चाहिँ गफहरू गरिराख्दाखेरि चाहिँ एकदमै यो सहृदयताको चाहिँ अनुभूति पायौँ र यो ठाउँहरू हेर्दा लाग्दैन यो भारतको भनेर किनभने अब भूगोल त्यही हो अत्याधिक सुन्दर क्षेत्रहरू छन् चाहे नेपाल होस् चाहे भारत होस् प्रकृति त्यही हो

0: अन्तर उचाइ नै चढ्दैछौँ हाल। अमेरजीले यहाँको भूगोलको वृत्तान्त बताउँदै जानुहुँदैछ। हाल हामी भएको स्थान भारतको सिक्किम नै पर्दो रहेछ। यता पर्यटक त्यति आउँदैनन् खासै। भारतीय सुरक्षाकर्मी बेला बखत सीमा गस्तीमा चाहिँ हिँड्छन् रे। आज हामी बाहेक अन्य कोही भेटिएकै छैन। अमेरजीले फेरि सचेत गराउनु भयो, अब हामी छुट्टिएर नहिँड्ने, बाटो अल्मलिन्छ एकै परियो भने। अमेरजीले यो भेगमा धेरै यात्रा गरेकोले उहाँलाई चाहिँ सबै भूगोल र बाटोहरू याद छ। नौलो मानिसका लागि त यो चक्रव्यू नै हुनेछ। अझ आज हुसु लागेकोले केही देखिएकै छैन। थोरै पर नै के छ ठम्ब्याउन सकिन्न कहिलेकाहीँ त।
1: ल, यो पर देखेको चाहिँ कान्छी पोखरी रहेछ है, तर अलिअलि मधुरो मधुरो देखिँदैछ।
0: हामी फेरि ढुङ्गेन बाटो भएरै उभियौँ। उचाइ निकै चढिँदैछ अहिलेसम्म। कति सुन्दर बगैँचा यो, प्राकृतिक बगैँचा। यस्तो भूगोलमा प्राकृतिक रम सम्मेलन कति कुशल देखिने। यी राता भदौरे फुल, कालो चट्टान, हरियो भुइँ, आज आकाश चाहिँ निलो देखिएन। हिँड्नलाई गोरेटो या बाटो नै चाहिँ नचाहिने। ढुङ्गेन भेगमा जसरी पाइला चलाए पनि हुने। यसै हेर्दा गाई बस्तु गोठाला हिँड्ने गोरेटो पनि देखिन्छ कता कता।

0: यहाँ आएपछि अर्को पोखरी भेट्यो, यो हाडी पोखरी रहेछ। नेपालतर्फ पनि हाडी पोखरी थियो, नाम एउटै तर दुईतिर नै पर्दो रहेछ फरक फरक हाडी पोखरी। कहिले उसले पुरै छोप्छ पोखरीलाई, कहिले सफा भएर खोलिदिन्छ पनि।
1: अहिले चाहिँ हामी लक्ष्मी पोखरीतर्फ जाँदै गर्दाखेरि चाहिँ बाटोमा चाहिँ हामीले सिक्किमको हाडी पोखरी, यो चाहिँ हाडी पोखरी हो। अब हाडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ। अब कस्तो छ भने तिम्बुङ दर्शन चाहिँ हाडी पोखरी दर्शन नगरी अपुरो हुन्छ, अधुरो हुन्छ भन्ने एउटा मान्यता छ उतापट्टि नेपालपट्टि, भने यतापट्टिको लक्ष्मी दर्शन गर्न आउँदै गर्दाखेरि पनि हाडी पोखरी चाहिँ। अब मौसम खुलेको बेलामा त बाटैबाट दर्शन हुन्छ, मौसम नखुलेको बेलामा चाहिँ अलिक देखिँदैन। र पनि अब हामी यहाँ छौँ, अहिले हाडीमा छौँ, अब थोरै मासतिर गर्छौँ हामी लक्ष्मी।

0: ठ्याक्कै यो मौसम चाहिँ कस्तो भइरहेको छ भने हामी हिँड्दै जान्छौँ, हामी सँगसँगै मौसम खुल्दै जान्छ। अब यो भेग जुन सेतो देखिँदैछ यो चाहिँ अहिले हामीले हेरेको हाडी पोखरी हो। ठ्याक्कै हामी बस्छौँ अनि खिचिसक्छौँ अनि ठ्याक्कै पर्दा लाग्छ अनि फेरि अगाडि जान्छौँ, फेरि खुल्छ। एकदमै रमाइलो भइरहेछ, एकदमै यो मौसमले पनि झिस्काइरहेछ हामीलाई। यो मलाई चाहिँ के लाग्यो भने एक प्रकारले त्यो यो तहगत रूपमा पोखरीहरू रहेछन्, सायदै योभन्दा माथिको लस्सी पोखरीबाट पानीको निकास यहाँ झरेको देखिन्छ, र हाँडी पोखरी बनिएको छ भने हाँडी पोखरीबाट तल झरेर चाहिँ लाम पोखरी बनिएको हो कि त भन्ने मेरो अनुमान रह्यो, किनभने एउटै तहमा यिनीहरू चाहिँ लेभल लेयर लेयरमा तह तहमा बसेका छन्। अब यहाँनिर चाहिँ अलिकति बेसी उचाइ भएको कारणले सास फेर्नु नै अप्ठ्यारो छ, अलिकति हिँड्यो कि स्यास्या हुने अवस्था छ। हामी तिम्बुङ पोखरीभन्दा सायदै केही उचाइमा छौँ, मलाई यसै अनुमान गर्दा चाहिँ हामी 4500 या 4600 मिटरको बिचमा छौँ कि त भन्ने एउटा अनुमान छ। अब हामी केही अगाडि गइसकेपछि ठ्याक्कै लस्सी पोखरीको दर्शन मिल्ने अवस्था छ।
1: अबको हाम्रो अन्तिम गन्तव्य यताको लक्ष्मी पोखरी। अब यही अहिलेको पहाड़को अर्कोतर्फ गहिराईमा लक्ष्मी पोखरी अवस्थित रहेछ। यता सिक्किमको लक्ष्मी पोखरी लक्ष्मीको वासस्थल हो भन्ने बुझियो। तिम्बुङ पोखरीमा विष्णुको वास छ रे। यो क्षेत्रको ठूलो पोखरी चाहिँ लक्ष्मी पोखरी र तिम्बुङ पोखरी नै हुन्। अन्य दर्जन बढी पोखरी छन् केही साना आकारमा। यो भेग घुम्नलाई चाहिँ अत्यन्त रमाइलो हुने रहेछ। यता भारततर्फ त कुनै व्यवस्थित होटल छैन, तर नेपालतर्फ तिम्बुङ पोखरी नजिक होटल छ। तिम्बुङ पोखरी आउने एउटा प्याकेज नै रहेछ। यदि तिम्बुङ आउने हो भने यो भेग घुम्न चाहिँ छुटाउनु हुँदैन पक्का। दिनभर यहाँ घुमेर बेलुकी बास बस्न नेपालतर्फको होटल सहजै पुग्न सकिन्छ। या त प्याकेज लिएर तिम्बुङ र लक्ष्मी पोखरी दुवै घुम्नु, या त होटलकै जानकार व्यक्ति लिएर यता आउनु। तर एक्लै दुक्लै आफू खुसी चाहिँ यता नआउन फेरि सल्लाह दिन्छु म। यता सबैतिर उस्तै देखिन्छ, धेरै उचाइ भएकोले हुसु लागिरहन सक्छ। यहाँ आएर अलमल परियो भने अप्ठ्यारोमा चाहिँ परिन्छ नि। यहाँ यस्ता चुच्चे डाँडाका कैयन तहहरू छन्। एउटा कटेर अर्कोतर्फ जाँदा फेरि उस्तै नै आउँछन् भूगोल। ढुङ्गा या चट्टानको बनावट पनि उस्तै नै लाग्छ। ठाउँ चाहिँ यति गजबको छ भनेर साध्य छैन, दृश्य आफै बोल्छ यस विषयमा चाहिँ। हामी अब लक्ष्मी पोखरी पुग्नै लाग्यौँ।

एउटा टोली अघि नै पुगिसकेछ पोखरी। हामी उहाँहरूलाई पछ्याउँदैछौँ। यति मनोहर वातावरणमा खुलेर मजा लिँदै अलि ढिलो गरेर हिँड्दैछौँ हामी। नेपालतर्फको कुनै गोठबाट हामीले पछ्याउँदै आएको कुकुर हामी थाहै छ। यो हो लक्ष्मी पोखरी, निकै उत्कृष्ट र विशाल पनि। हामीभन्दा अघि आउने साथीहरूले लिनुभएको दृश्य यो। ठिक्क उसु हराएको बखत यस्तो देखिँदो रहेछ पोखरी। हामी पछाडि ढिलो गरी आउने साथीहरू यहाँ आइपुग्दा उसुले सबै छोपिदियो।

देख्न पाएकै छैन पोखरी अहिलेसम्म। यत्रो दुःख गरेर यहाँ आइसकेपछि पोखरी नहेरी फर्किने कुरै भएन। बरु घन्टौँ प्रतीक्षा गर्नेछौँ, समय निकै बाँकी नै छ आज।

0: एकजना साथी तल जानुभयो पोखरी, फेरि एकैचोटि तल गएको छ कि के छ देखिएको छैन। हामी यसरी प्रतीक्षा गरिरहेको छौँ सबैजना साथीहरू, तर यतापट्टि खुल्या छैन, तर आकाश चाहिँ फेरि खुल्या छ र आशा गरौँ केही छिनमा खुल्छ कि। हामीले करिब झन्डै घन्टा भयो यहाँनिर पर्खेको यो लक्ष्मी पोखरीको माथिल्लो भित्तामा, यो सबै केन्जो पदमसाल भित्तैभरि देख्न सकिन्छ। यसरी नै यो चट्टानै भूमिमा प्रशस्त पदमसालहरू छन्। हामीले धेरै समयसम्म लक्ष्मी पोखरी खोलिदिन्छ कि भनेर प्रतीक्षा गर्यौँ, तर करिब एक डेढ घन्टासम्म पनि नखुलेपछि अब मौसमलाई हामीले जित्न सकेनौँ। अब वास्तवमा लक्ष्मी पोखरी चाहिँ यो यात्रा गर्दाखेरि यो भेगमा भेटिने एउटा ठुलो मध्येको पोखरी आकारको हिसाबले चाहिँ र महत्वको हिसाबले पनि यो भयङ्कर ठुलो चाहिँ महत्व बोकेको पोखरी हो। भनिन्छ लक्ष्मी पोखरी चाहिँ साक्षात देवी लक्ष्मीको चाहिँ बास रहेको स्थान हो। यो स्थानमा आएर दर्शन गर्दाखेरि चाहिँ धन लाभ हुने, अलिकति मनमा भएका चाहिँ इच्छा आकांक्षाहरू पूरा हुने एउटा चाहिँ विश्वास रहिआएको छ। हाम्रो धेरै समयको प्रतीक्षा पश्चात पनि पोखरी नखोलिदिएपछि हामीले पोखरीसँग नै माफी माग्दै यहाँबाट चाहिँ फर्किएर चाहिँ जानुपर्ने अवस्था रह्यो र हामी अब यहाँबाट फेरि फर्किएर तल जान्छौँ र त्यहाँबाट चाहिँ भोलिको लागि चाहिँ जुन एउटा तिम्बुङ क्षेत्रमा चाहिँ एउटा यो तिम्बुङ ट्रेल रन चाहिँ आयोजना भएको छ, त्यसको चाहिँ फेरि दृश्यहरू राख्छ र लेकमा जहाँ चाहिँ हामीलाई सास फेर्न पनि मुस्किल हुन्छ, त्यहाँ चाहिँ प्रतिस्पर्धीहरूले धावकहरूले कसरी चाहिँ प्रतिस्पर्धामा भाग लिनुहुन्छ र कुन चाहिँ एउटा क्षमता देखाएर चाहिँ दौड लगाउनुहुन्छ, अबको हाम्रो दृश्य चाहिँ त्यो नै रहनेछ।
1: पोखरी यही छ भन्ने लक्षण चाहिँ बुझियो, धेरैले पोखरी हेर्न पाइएन, हुसु हट्ला भनेको झन् थपिएर गयो। अब हामी तल फर्किनुको विकल्प छैन। हामी फर्किएर तिम्बुङ पोखरी छेउको होटलमा आयौँ। यहाँ खाना बस्नको राम्रो व्यवस्था छ, यो व्यवस्थित होटल नै हो। आज नयाँ दिन, मौसम सफा गरी खुलिदियो।
2: ठुलो भन्ज्याङको गोठ, ए यो तल देखिएको, ए कति चौरी गोठ हो नि, कतिवटा पो छन् चौरीहरू?
3: 40
2: चौरी। ए सबैले दुधहरू दिन्छन् कि घर?
3: मैले दिन्छ।
2: ए कति लिटर जसो आउँदो रहेछ चौरीको दुध?
3: 4 लिटर चाहिँ आउँछ
2: एउटाको, भनेपछि त धेरै पो हुन्छ त दुध त। ए अनि के बनाउनुहुन्छ त्यसमा?
3: 2 रुपियाँ।
2: ए ए ए अनि कति अगाडिदेखिको रहेछ तपाईँहरू?
3: हाम्रो त 20 वर्ष जति पालेको।
2: 20 वर्ष भने?
1: ए तिम्बुङ पोखरीको यतातर्फ अर्थात् हाम्रो नेपालतर्फ पनि चौरी गोठहरू छन्। एउटा गोठमा हामी छिरी हेरौँ, यहाँ दुध पनि पिउनेछौँ र दाजु हुनु रहेछ भने गफ पनि गर्नेछौँ।
4: तपाईँको चाहिँ गाईहरू छन् कि चौरी?
5: चौरी छन्।
4: मेरो चौरी गाई। कति चौरी गाई छ?
5: मेरो
4: 25-26
5: बगाल चाहिँ त्यति छ होइन। अब मेरो पनि अहिलेको सिजनमा 18 ब्याउने उसमा अब यो रोगले के भएर मेरो 9 मात्रै भइरहेछ अहिले।
4: रोग चाहिँ कुन लाग्छ यता?
5: रोग चाहिँ त्यही लङ्किस भाइरस,
4: लम्पी
5: अहिले थालाको हो। त्यसैले गर्दा चाहिँ अब सबैको जस्तो अहिले ठाउँमै बस्तु गोरु लाग्ने, गोरु लाग्दा कुनै नथामिने, कुनै 3-4 महिना भएपछि गर्भ फ्याक्ने, फेरि त्यस्तो अवस्था भएर चाहिँ अहिले सबैको गोठमा अलिक कमै हुन्छ। अब 8-10 दोइयो भने पनि 6-7 महिना जस्तो छुर्पी हुन्छ, धान बाँच्नु के हुन्छ।
4: दुध चाहिँ बिक्री त हुने कुरो भएन?
5: त्यो सिस्टम छैन यहाँ।
4: कता
5: लानु होइन, अब बाक्लो घर भए पो वरपर गरेर अब यहाँ 6-8 महिना बस्ने भए पो व्यवस्थापन गर्नु डाइरी। अब कुनै फेसिलिटी बनाएर चिज बनाउनु, पनिर बनाउनु त पनि सम्भव छैन। पनिर बनाउँदा पनि मार्केट चाहियो, मार्केट छैन,
4: बजार छैन। तपाईँले जाने कुरो

0: भएन
1: अनि त्यो भएपछि
0: नजिकमा गाउँ छैन एक दिन लाग्छ एक दिन त
2: मजाले
0: कुहिन्छ दुध कुहिन्छ जाम छ अब त उसमा रहेछ जति होस् हाम्रो पनि घिउ छेपी मात्रै
1: घिउ
0: छेपी रहन्छ
1: अनि यहाँ राज्यबाट केही त्यस्तो तपाईँहरूले सुविधाहरू पाउनु भएको छ कि
0: अहिलेसम्म छैन
1: यो त किसानहरूलाई त विभिन्न तपाईँको बजेटहरू छुटिन्छ
0: अब बजेटहरू छुटिन्छ अब छुट्यो भनेर माथिबाट घोषणा भएको रेडियोमा न्युजमा हेरिन्छ तर हामीले अब त सेवा सुविधा लिने ठाउँमा गएर अब कागजात मिलायो अब डकुमेन्ट केही मिलायो अब मिलाएर अब हामी ती बसिरहने कुरा हुँदैन साथी बेला अराएर आउनुपर्छ अराएर आउनुपर्दा कहिले म्याद गयो भन्छौँ कहिले तपाईँको त के मिलेन अब समय जान आँटो आउनु भन्छन् अब त्यो हामीले गएर समय उ गरेर मिलाएर लिनै नपाइँदो रहेछ
1: यहाँ आएर सोधिदिने पनि कोही छैन फेरि
0: अब सोधिदिने हुन्छ नि अब यस्तै तपाईँहरू जस्तै पत्रकार हुन्छ अरू हुन्छ
1: सोधिदिने
0: त्यो त छैन राज्यको निकाय त छैन अहिले
1: यहाँसम्म आउँदैन
0: अब सोध्ने त होइन अब हामीले गएर उही अब हाम्रो यस्तो व्यवस्था छ हामी यसरी गर्दैछौँ हामीलाई केसम्म दिन सक्ने सौदे दिन्छ भन्दा अब त्यो अहिले छैन अब पछाडि बजेट छुट्टिएर केही आएछ भने यसो सम्पर्क गरौँला भन्ने चलनै छ होइन बिक्री हुँदैन
1: जसको कारणले गर्दा मूल्य पनि त घट्यो
0: होला मूल्य त घट्यो अब पहिले लाख रुपियाँमा जाने चौरे अब अहिले 50,000 जाँदैन
2: 50,000
0: बिक्दैन भनेपछि मूल्य कन्द घट हो नि अब पोहोरदेखि हाम्रो अलिकति छुर्पीको भाव पनि घट्यो अब बाहिर अमेरिका जान्थ्यो अब डक्टरको रूपमा जान्थ्यो अब अहिले आएर कतिवटा कम्पनीले चाहिँ अब यता नेपाली नक्कली शरणार्थी बनिएर जाने मान्छे चाहिँ टाटोबाट चाहिँ उही कम्पनी खोल्दियो अरे अब अस्ट्रेलिया र अमेरिकामा पशुपालक धेरै अरे होइन त्यहाँ भएपछि अब चार पाँचवटा कम्पनी अमेरिका र अस्ट्रेलिया हुँदाखेरि अमेरिकाको आधी बजार चाहिँ उहीको डक्टर उत्पादनले भ्याइदियो अरे त्यो भ्याइदिएपछि अहिले जब 6 कति कम्पनीमा 3 कति कम्पनी चाहिँ ड्यामिसै भयो त्यो कम्पनी लाँदै लगिँदैन त्यो भएपछि कतिको माल अहिलेसम्म गोदामै ठप्प छ अब कतिको चल्ने कति नचल्ने छैन होइन अब हाम्रो चौरीको छुर्पी चाहिँ अलिक खाने रूपमा जाँदाखेरि अनि इन्डियातिर जाँदा पनि खानेमै जाँदाखेरि अब छट्टै उठे जाँदा मान्छेले खानेमा जाने समारोहमा मात्रै छ
3: हामीले दाजुको गोठमा बसेर धेरै समय बितायौँ चिसो ठाउँ आगो ताप्दै यसै बस्न पनि रमाइलो भयो हाम्रो देशमा वास्तविक किसानलाई राज्यले कहिले सम्बोधन गर्दैन हरेक गोठ र यताका कृषकहरूको मुखमा यही पीडा भेटिन्छ नै
4: आज बिहानै हामी यो भन्ज्याङको रेड पाण्डा होटलमा उठ्यौँ अब आज चाहिँ यहाँनिर यो म्याराथनको तयारी हुँदैछ सबै धावकहरू एकदमै तयारी अवस्थामा हुनुहुन्छ तिमुङ पोखरीबाट सुरु हुने करिब 8 लामो यो दौडको प्रतियोगितामा चाहिँ सिक्किमको पनि प्रतियोगीहरू आउनु भएको छ नेपालको हुनुहुन्छ गोठ चौरी गोठवासी हुनुहुन्छ भने अलिकति व्यावसायिक खालको धावकहरू पनि हुनुहुन्छ अब यो लेगमा उहाँहरूले कसरी कुद्नुहुन्छ को अगाडि को पछाडि र को विजेता हुन्छ यहाँ विजेता प्रथम दोस्रो र तेस्रो हुनेलाई चाहिँ पुरस्कारको व्यवस्था पनि रहेछ त्यो चाहिँ अब हामी हेर्छौँ यहाँनिर हामी उहाँहरूसँग कुद्न त सक्दैनौँ तर बिच बिचमा साथीहरू हुनुहुन्छ खिच्दै खिच्दै खिच्दै हामी तलसम्म चाहिँ उहाँहरूको चाहिँ दौडलाई चाहिँ निहाल्ने
5: म्याराथन भनेर रन भनेर हाम्रो यहाँ तेन्बुङ पोखरी संरक्षण समितिले आयोजना गरेको र हामी पर्यटन कार्यालय काँकरभिट्टाले चाहिँ यसलाई चाहिँ के आर्थिक सहयोग गरेको र सहकार्यको रूपमा हामीले यसलाई नजिकबाट हेरिरहेका छौँ र यो डेस्टिनेसनमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण काम भनेको चाहिँ यहाँको संरक्षण समितिले गरेको छ र उहाँहरूसँग सहकार्य गर्न पाउँदा हामी एकदमै खुसी भएका छौँ र यो हाम्रो सुरुवात हो यो जुन अहिले रन म्याराथन भनेर हामी जुन सुरुवात भएको छ यो चाहिँ एउटा प्रारम्भिक काम हो यसले यस्तो क्षेत्रहरू चाहिँ यो कोशी प्रदेशभित्र रहेका धेरै क्षेत्र धेरै डेस्टिनेसनहरूलाई चाहिँ हामीले अहिले सूचीकृत गरेका छौँ
6: यसरी चाहिँ अगाडि बढ्नुपर्ने भयो क्या कोही छैन कसलाई सबैजना आइसक्यो अब होइन यहाँबाट तल पाङ्गासम्म 7.8 किलोमिटरको दूरी तपाईँहरूले पार गरेर त्यहाँ पुग्नुपर्नेछ कति बेला पुगेर चाहिँ पाङ्गा पुगौ भन्ने छ सुवादी कति बेला जितौ भन्ने छ त्यो स्वाभाविक हो तर त्यो स्वाभाविक कुरा अन्तर्गत तपाईँहरूले सबैभन्दा संवेदनशील र तपाईँहरूले 50,000 बराबरको त्यहाँ केही क्षति भयो भने तपाईँहरूको शरीरमा कुनै चोट लाग्यो भने 50
7: तरिका सबै थाहा छ
6: अगाडिबाट
7: यो ढङ्गले कुद्ने सबैजना

0: 美味しいルリさん食べるぜ。
1: あーもう와저배우지가않아서허이겠다나도뭐하고그렇게가면돼아마안돼안돼

0: 等你等你等你，来来来来，我刚上到这高头上，啊，谁在高头买的啊？来，我比赛比赛呗。क्या डी देर है आगरी वैसा कहीं ना देरू स्लोली स्लोली ला अब चार नौ नहीं गरी ला ऐसा रो रुको तो है कुतो है
1: देते देर का तीन टाइम अस्त सामने पति ने
0: अब कौस्तो उधर रहता हूँ अन्य अंतिम आया था अंतिम आओ तुझे ना बाटो यतै हो औ सियो रेसको सबैभन्दा अन्तिममा चाहिँ कस्तो अनुभव भइरहेछ गए हिँडेर पो
1: हिँडेर रमाइलो
2: तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा नेपाल साथै भारतबाट आएका तीन महिला सहित 30 जना धावकले भाग लिए करिब 8 किलोमिटर दूरी 33 मिनट 31 सेकेन्डमा पार गर्दै पाँचथरका विशाल राई प्रथम भए भारत सिक्किमका पिङ्सो नामग्याल भुटिया दोस्रो भए भने तिम्बुङ पोखरीकै चौरी पालक भरत बानिया तेस्रो भए हामीलाई 1-2 घण्टा भन्दा बढी लाग्ने दूरी उनीहरूले आधा घण्टामै तय गरे र प्रथमले 30,000 दोस्रोले 20,000 र तेस्रोले 10,000 साथमा ट्रफी प्राप्त गरे हामीलाई पनि यो दौड हेर्न अत्याधिक रोचक लाग्यो तिम्बुङ पोखरी र लक्ष्मी पोखरी यात्रा अविस्मरणीय रह्यो यहाँहरूलाई भिडियो कस्तो लाग्यो त प्रतिक्रिया कमेन्ट गरिदिनुहोस् है त आजलाई भने म सचिन औपाने सहित सम्पूर्ण टिम बिदा मान्छु भिडियोको अन्त्यसम्म रहनुहुने सबैजनालाई धन्यवाद
3: झन्डै 50 स्क्वायर किलोमिटरमा फैलिएको यो सहरमा लगभग 20 लाख मानिसहरूको बसोबास छ यसको नाम सुन्ने बित्तिकै हामी ठुला बिल्डिङहरू प्राचीन मठ मन्दिर मानिसहरूको हुल र हल्ला गल्ली गल्लीको त्यही ट्राफिक जाम फोहोरको डङ्गुर र लाखौंको संख्यामा यो सहर हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरूलाई कल्पना गर्छौं यो सहर नेपालमा पर्यटन उद्योगको प्रवेशद्वार हो र देश छाड्नेहरूका निम्ति निकासद्वार पनि यो सहर धनी वरिष्ठका लागि पैसा छाप्ने यन्त्र हो र गरिब दुखीका लागि गरी खाने थलो पनि यो सहर नेपालकै सबैभन्दा विकसित सहर हो र सबैभन्दा बढी जनघनत्व भएको सहर पनि यो हो हामी सबैको सपनाको सहर काठमाडौँ तर आजभन्दा करिब 250 वर्ष अगाडि काठमाडौँ केही फरक थियो ठ्याक्कै कस्तो थियो भनेर कुनै तस्विर या भिडियो त छैन तर इतिहासका विभिन्न पुस्तकहरू पढ्ने हो भने केही तथ्यहरू भेट्न सकिन्छ जस्तै काठमाडौँमा त्यो समय मल्ल राजाहरूले शासन गर्थे र राजा थिए जयप्रकाश मल्ल त्यति बेला काठमाडौँमा फ्याट फुटक केही थोरै घरहरू मात्र थिए तर त्यसको तुलनामा खेती योग्य जमिनहरू भने टन्नै थियो खुल्ला चौर अनगिन्ती सांस्कृतिक धरोहर र मठ मन्दिर ठूला दरबार र वास्तुकलाका उत्कृष्ट नमुनाहरू चारैतिर हरियाली डाँडा काँडा वनपाखा ठूलै घाँसे मैदान काठमाडौँ स्वर्गै थियो भन्दा फरक नपर्ला तर आज 250 वर्ष पछाडि काठमाडौँमा सबै कुरा फेरिएको छ तस्विर खोज्दै जाने हो भने 50 वर्ष अगाडिका केही तस्विरहरू भेटिन्छन् ती तस्विरहरूलाई अहिलेको समयसँग तुलना गर्नुभयो भने काठमाडौँ कति तीव्र गतिमा विकास भएको छ भन्ने कुरा प्रष्ट देखिन्छ विकाससँगै हाम्रो प्रकृतिको दोहन पनि त्यत्तिकै भएको देखिन्छ थोरै समयमै ठूला ठूला भवनहरू ठडिएका छन् र 50 वर्षको अन्तरालमै जनसङ्ख्या झन्नै 10 गुणाले बढेको छ तर एउटा कुरा भने न यो 50 वर्षमा फेरिएको छ न त विगत 250 वर्षदेखि नै फेरिएको छ र त्यो हो नेपालको राजधानी पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि जित हासिल गरेको केही समय पछाडि विक्रम सम्बत 1826 चैत्र 12 गते काठमाडौँलाई आफ्नो राजधानी बनाउँछन् र काठमाडौँकै दहचोकमा बसी आफ्नो शासन चलाउँछन् तर काठमाडौँ नै किन त उनले काठमाडौँमा त्यस्तो के देखे जसले गर्दा आफ्नो जन्मभूमि गोर्खालाई नभएर आफूले भर्खरै जितेको राज्यलाई आफ्नो देशको राजधानी बनाइदिए काठमाडौँलाई नै आफ्नो देशको राजधानी बनाउन उनी बाध्य थिए या यसमा उनको केही रणनीति थियो त पृथ्वीनारायण शाहको त

एउटा कुरा होला, तर 250 वर्ष पछाडि अहिले पनि देशको राजधानी किन काठमाडौँ नै छ त? किन कसैले यसलाई फेर्ने आँट गरेको छैन त? आउनुहोस् यो सबै विस्तारमै बुझ्ने कोसिस गरौँ आजको इन्डेप्थ स्टोरीमा। काठमाडौँको कुरा गर्नुभन्दा पहिला हामीले क्यापिटल शब्द बारेमा थोरै जान्नै पर्ने हुन्छ। क्यापिटल शब्द आफैमा एउटा ल्याटिन वर्ड क्यापुटबाट आएको शब्द हो, जसको अर्थ हेड अर्थात् टाउको हुन्छ। क्यापिटल सिटी कुनै पनि देशको एडमिनिस्ट्रेटिभ र पोलिटिकल सेन्टर हो। सुप्रिम कोर्ट, पार्लियामेन्ट र अरू थुप्रै गभर्नमेन्टल एजेन्सी देशको राजधानी भित्रै हुन्छ। त्यसैले प्राय सबै देशले आफ्नो देशको सबैभन्दा ठूलो सहरलाई नै आफ्नो देशको राजधानी बनाउने गरेका छन्। तर कुनै पनि देशको राजधानी मेनली यी चार फ्याक्टरहरूद्वारा चुज गरिन्छ: पोलिटिकल, हिस्टोरिकल, इन्फ्रास्ट्रक्चरल र इकोनोमिक एस्पेक्ट। प्राय सबै देशले यही नियमको पालन गरी आफ्नो देशको राजधानी छान्ने गर्छन्। उदाहरणका लागि हामीले इङ्ल्यान्डलाई लिन सक्छौ। लन्डन इङ्ल्यान्डको राजधानी हो, तर त्यस अगाडि विन्चेस्टर र त्योभन्दा अगाडि कोलचेस्टर इङ्ल्यान्डका राजधानी थिए। अल्फ्रेड द ग्रेटको शासनकालमा विन्चेस्टरलाई देशको राजधानी बनाएर देशका केन्द्रीय सरकारका संस्थाहरू विन्चेस्टरमै सारिएको थियो। त्यो सहर लन्डनको नजिकै थियो। समय बित्दै जाँदा लन्डनमा पर्यटन उद्योगले ऱ्यापिड टर्न लिन थाल्यो, जसले गर्दा लन्डनमा व्यापार अचानक तीव्र गतिमा बढ्न थाल्यो। मुख्य गरी भेडाको ऊन तथा विभिन्न कपडा उद्योगले केही समयमै लन्डन सम्पन्न भयो। अब पर्यटन र व्यापार बढेसँगै लन्डनको आसपास पूर्वधारको पनि विकास हुन सुरु भयो, जसले गर्दा लन्डनको इकोनोमी केही वर्षमै दोब्बर भयो। यसरी लन्डनको इकोनोमिकल, इन्फ्रास्ट्रक्चरल र पोलिटिकल एस्पेक्ट हेरेर यसलाई इङ्ल्यान्डको राजधानी बनाइयो। पछि सन् 1666 को द ग्रेट फायर अफ लन्डनका कारण लन्डनका धेरै संरचनाहरू तहस नहस भए। इभन दोस्रो विश्वयुद्धको बमबारीले पनि यो सहरलाई ठूलै क्षति पुर्यायो, तर त्यसको बावजुद पनि आज पनि लन्डन नै इङ्ल्यान्डको राजधानी छ। यसले लन्डनको इकोनोमिक र पोलिटिकल स्थिरतालाई दर्शाउँछ। तर कुनै कुनै देशहरूले आफ्नो देशको राजधानी धेरै नै अनौठो तरिकाले छान्ने गर्छन्, जस्तै कि ब्राजिल। ब्राजिलको राजधानी ब्राजिलिया हो, तर सुरुमा यसको राजधानी रियो दि जेनेरियो थियो। पछि रियो दि जेनेरियोको हो हल्ला र तटीय वातावरणबाट टाढा जाने र देशको केन्द्रलाई आफ्नो राजधानी बनाउने नियत सहित ब्राजिलले ब्राजिलिया चुज गर्यो। तर ब्राजिलिया सिटी पनि थिएन, यहाँ मानिसहरूको बसोबास नै थिएन, त्यसैले यसलाई कम्प्लिटली फ्रम स्क्राच यानि कि जिरोबाटै बनाउन सुरु गरियो। हुनेवाला राजधानीलाई पर्यटकीय सहरको रूपमा प्रचार गर्न ब्राजिललाई एउटा हवाईजहाज जस्तो आकार दिइयो, अनि विस्तारै संरचनाहरू बनाउँदै गएपछि त्यहाँ बसोबास गर्न मानिसहरू पनि माइग्रेट गर्न थाले। यसरी हेर्दा अरू कुनै अस्तित्व भएको सहरलाई आफ्नो राजधानी बनाउनुको साटो ब्राजिलले अर्कै रणनीति लिएर एउटा नयाँ ठाउँलाई आफ्नो राजधानी बनाएको देखिन्छ। अर्को लोकप्रिय उदाहरण हो अस्ट्रेलिया। क्यानबेरा अस्ट्रेलियाको राजधानी हो, तर यस अगाडि सिडनी र मेलबर्न मध्ये कुन सहरलाई आफ्नो देशको राजधानी बनाउने भन्ने बारेमा धेरै विवाद भए पछाडि अस्ट्रेलियन सरकारले अर्कै रणनीति ल्यायो। सिडनी र मेलबर्नको बीचमा रहेको सहर क्यानबेरालाई आफ्नो देशको राजधानी बनायो र यसलाई ग्रीन सिटी यानि कि हरियो सहर भनेर प्रचार गर्न सुरु गर्यो। अब यो त अस्ट्रेलियाको कुरा भयो, तर कुनै देशहरूले आफ्नो राजधानी एकदमै भिन्न तरिकाले छान्ने गर्छन्। उदाहरणका लागि हामीले जापानलाई नै लिन सक्छौ। टोकियो जापानको राजधानी हो, तर पहिला जापानका सम्राट जुन सहरमा बस्ने गर्थे त्यही सहरलाई नै जापानको राजधानी मानिन्थ्यो। सन् 1868 भन्दा अगाडि जापानका राजा यानक्योमा बस्ने गर्थे, जसलाई आज कोट्यो भनेर चिनिन्छ। 1000 वर्ष भन्दा बढी समय क्योटो नै जापानको राजधानी थियो। त्यस पछाडि सन् 1868 जापान सरकार र सम्राटको महललाई एडोमा सारियो र त्यही एडोको नाम फेरेर टोकियो राखियो। यसरी हेर्दा जापानको राजधानी समयसँगै फेरिएको देखिन्छ। अब काठमाडौँको कुरा गरौं। काठमाडौँलाई नेपालको राजधानी किन बनाइयो, यो कुरा बुझ्नलाई हामी 18 शताब्दीमा जानुपर्ने हुन्छ, यानि कि आजभन्दा करिब 250 वर्ष अगाडि। काठमाडौँ उपत्यका पहिला एउटा सिङ्गो राज्य थियो र यहाँनिर मल्ल राजाहरूले शासन गर्थे। तर मल्लहरू बीच आपसी मनमुटाव बढ्दै गए पछाडि उनीहरूले काठमाडौँ उपत्यकालाई 3 फरक राज्यमा बाँड्ने विचार गरे। काठमाडौँ यानि कि त्यति बेलाको कान्तिपुर, भक्तपुर यानि कि बादगाउँ र ललितपुर यानि कि पाटन, तिनै राज्यहरूमा मल्ल राजाहरूले नै शासन गर्ने गर्थे। काठमाडौँ उपत्यका बाँडिएसँगै मल्ल राजाहरू धेरै नै कमजोर बनेका थिए। यी हुन् जयप्रकाश मल्ल, काठमाडौँका अन्तिम मल्ल राजा। पृथ्वीनारायण शाहको पहिलो प्राथमिकता नै काठमाडौँमाथि जित हासिल गर्नु थियो, किनभने यसमा पृथ्वीनारायण शाहको अर्को नै रणनीति थियो। सिङ्गो नेपाल एकीकरण गर्ने

भनेका उनी अब आसपासका राज्यहरू पनि जित्ने सोचमा थिए। काठमाडौँमा उनले जित हासिल गरेको खण्डमा यो ठाउँ मुख्य राज्यहरूको केन्द्र हुने थियो र उनको एकीकरण अभियानमा यो ठाउँले मुख्य पात्रको रूपमा काम गर्ने कुरा उनले राम्रोसँग बुझेका थिए। यही क्रममा पृथ्वीनारायण शाहले 3 पटकसम्म लगाएर किर्तिपुरमाथि विजय हासिल गरे। त्यो क्रममा उनले प्रयोग गरेका इन्ट्रेस्टिङ रणनीतिहरूलाई समेटेर हामीले काठमाडौँ अट्याकको अनि युनिफिकेसनकै बारेमा अझै डिटेलमै भिडियो बनाइसकेका छौँ, पक्कै पनि हेर्नु भयो होला। देश उनले उपत्यका मध्येको सबैभन्दा शक्तिशाली राज्य काठमाडौँमाथि जित हासिल गर्छन्। काठमाडौँको हार भएको थाहा पाएसँगै भक्तपुरका राजा रञ्जित मल्ल र ललितपुरका राजा तेज नरसिंह मल्ल दुवैले पृथ्वीनारायण शाहका अगाडि हार स्वीकार गर्छन्। त्यस पछाडि नै पृथ्वीनारायण शाहले काठमाडौँको दहचोकमा बसी आफ्नो राज्य चलाउँछन्। तर काठमाडौँलाई नै केन्द्र बनाउनु पर्ने गरी काठमाडौँ त्यस्तो महत्वपूर्ण चाहिँ किन थियो त? यो बुझ्नलाई हामीले काठमाडौँको इतिहास बुझ्नु पर्ने हुन्छ। काठमाडौँको इतिहास 2000 वर्ष भन्दा पनि पुरानो छ। काठमाडौँ मानिसहरूको बसोबास रहेको विश्वभन्दा सबैभन्दा पुरानो सहर मध्ये एक हो। यसको खोज 2 शताब्दीमा मञ्जुश्रीले गरेका थिए। नेवारी र बुद्धिस्ट माइथोलोजीका अनुसार उनी एक भगवान थिए या भनौ बोधिसत्य। बोधिसत्य त्यस्ता व्यक्तिहरूलाई भनिन्छ जो मुक्तिको बाटोमा हिँडेका हुन्छन् या भनौ भगवान बुद्धको मार्गमा हिँडेका हुन्छन्। काठमाडौँ पहिला एउटा विशाल ताल थियो जसलाई नागदह भन्ने गरिन्थ्यो। मञ्जुश्रीले काठमाडौँलाई एउटा मानिस बस्न लागेको सहर बनाउने सोचले सोबारको डाँडा नेर गएर तलवारले काटिदिएका थिए अनि त्यस पछाडि उपत्यकाको सबै पानी बगेर गएको थियो। अब केही धार्मिक ग्रन्थहरू अनुसार भने त्यसको केही समय पछाडि बनासुरा नाम गरेका एउटा राक्षस काठमाडौँ आएर फेरि चोबार बन्द गरिदिएका थिए र उपत्यकामा फेरि पानी भरिएको थियो। त्यो थाहा पाए पछाडि भगवान कृष्ण नेपाल आएर बनासुराको अन्त्य गरी उनले आफ्नो सुदर्शन चक्रले चोबार फेरि काटिदिएका थिए। काठमाडौँ फेरि रहन लायक बनेको थियो। अरू केही गाई गोठहरू पनि उनले आफूसँगै लिएर आएका थिए। तिनै गोठालाहरू मध्येका एक भुक्तमानलाई उनले काठमाडौँको पहिलो राजा बनाए र गोपाल वंशीय शासनको सुरुवात गरिदिए। समयसँगै काठमाडौँमा मैक्सपाल, किराँत, लिच्छपी, मल्ल जस्ता भिन्न भिन्न वंशहरूले शासन गर्न थाले। यसरी पनि काठमाडौँ हिस्टोरिकल्ली इम्पोर्टेन्ट हुँदै गयो। त्यसबाहेक काठमाडौँ पहिलादेखि नै एक ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी थियो। प्राचीन समयदेखि नै काठमाडौँ व्यापार, संस्कृति र प्रशासनिक क्षेत्रको महत्वपूर्ण केन्द्र थियो। काठमाडौँ किराँत वंशीय राजाहरूको समयमा तिब्बत र इन्डिया बीचको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मार्ग थियो। इन्डियाबाट आएका व्यापारीहरू यही बस्ने भएकाले काठमाडौँमा सधैँ बेग्लै प्रकारको उल्लास र रमझम हुन्थ्यो। सँगसँगै काठमाडौँ निवासीहरूले यसबाट आर्थिक लाभ पनि लिइरहेका थिए। भारतीय व्यापारीसँग राम्रो सम्बन्ध बनाएका नेवारहरूले बिस्तारै भारतको माध्यमबाट तिब्बतसँग व्यापार गर्न थालेका थिए। अब तिब्बतसँग नि राम्रो व्यापारिक सम्बन्ध बनाएका नेवारहरूले त्यहाँका स्थानीय उत्पादनलाई पनि निर्यात गर्न थाले। काठमाडौँ थोरै समयमा धेरै नै अगाडि बढिसकेको थियो। कला, कौशल अनि सांस्कृतिक धरोहरको धनी काठमाडौँ अब आर्थिक तवरबाट पनि धनी बन्दै थियो। त्यो बाहेक काठमाडौँको माटो एकदमै उर्वर थियो। यहाँ धान, मकै, कोदो, लसुन, बन्दा, काउली जस्ता अन्नहरू मनग्ग फल्ने गर्थे। त्यो बाहेक तोरी, उखु, कपास, बेसा र अदुवा जस्ता नगदे बालीहरू पनि फलाइने गरिन्थ्यो र यो कुरालाई काठमाडौँको बागमती, विष्णुवती र मनोहरा जस्ता नदीहरूको प्रत्यक्ष पहुँचले पनि सजिलो बनाउँथ्यो। किसानहरूलाई रायश्वरी नहरको माध्यमबाट खेतमा पानी पुर्याउन धेरै नै सजिलो भएको थियो। यसरी आफ्नो सहरलाई पुग्ने अन्न उत्पादन साथै विभिन्न नगदे बाली उत्पादन गर्नाले यहाँका किसानहरूले राम्रो मुनाफा आर्जन गरिरहेका थिए। यसरी थोरै समयमा काठमाडौँ नेपालको प्रशासनिक, आर्थिक र राजनीतिक केन्द्र बनिसकेको थियो। नेपालका अधिकांश सरकारी कार्यालय, राजदरबार, विदेशी दूतावास र अरू महत्वपूर्ण कार्यालय पनि काठमाडौँभित्रै बन्दै गए। काठमाडौँ संस्कृति, परम्परा, वस्तुकला र मानव सभ्यताका तवरले हेर्दा पनि सिङ्गो नेपालको राजधानीको रूपमा उचित देखियो। पृथ्वीनारायण शाहको एकीकरण अभियान भन्दा धेरै अगाडिदेखि नै काठमाडौँले भारत र तिब्बत बीचको व्यापारिक केन्द्रको रूपमा काम गर्थ्यो र दुवै देशसँग राम्रो व्यापारिक सम्बन्ध बनाइसकेको थियो। यसरी हेर्दा स्थानीय उत्पादनले बजार पाउने र बाहिरबाट सामान आयात गर्न पनि सजिलो हुने देखियो। अनि लोकेसन वाइज पनि काठमाडौँ उपत्यका लगभग नेपालको बीचतिरै पर्थ्यो। यसरी सेन्ट्रल लोकेसनलाई देशको राजधानी बनाउँदा देशका विभिन्न क्षेत्रबाट प्रशासनिक सुविधा लिन सजिलो हुने पनि देखियो। अनि अर्को मुख्य कुरा जसका कारण पृथ्वीनारायण शाहले काठमाडौँलाई राजधानी बनाए त्यो के थियो भने काठमाडौँको चारैतिर अग्ला डाँडाहरूले छेकेको थियो जसले देशको पोलिटिक्स र एडमिनिस्ट्रेसनको लागि नेचुरल डिफेन्सको रूपमा काम गर्थ्यो। अरूलाई अट्याक गर्न पनि सजिलो र आफूमाथि हुने अट्याकलाई पनि सजिलै आकलन गर्न सकिने भएकाले उनको एकीकरण अभियानलाई नै काठमाडौँले सहज बनाएको थियो। अब अहिले काठमाडौँ विदेशी पर्यटकका लागि प्रवेशद्वारको रूपमा काम गर्छ। यहाँ रहेका विभिन्न सांस्कृतिक र

सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई समेत कड़ा चेतावनी दिँदै इरानलाई नयाँ हतियार प्रणाली उपलब्ध गराएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्। अमेरिकी गुप्तचर निकायहरूले आगामी हप्ताहरूमा इरानले चीनबाट तेस्रो देशको माध्यम प्रयोग गरी अत्याधुनिक हवाई रक्षा प्रणाली प्राप्त गर्न सक्ने संकेत पाएपछि ट्रम्पले यस्तो कड़ा प्रतिक्रिया दिएका हुन्। एकातिर इरानले अमेरिकी शर्तहरूलाई अत्यधिक कड़ा र एकपक्षीय भन्दै अस्वीकार गरेको छ भने अर्कोतिर चीनले हतियार आपूर्तिको मात्रा बढाएसँगै मध्यपूर्वको संकट अब झन जटिल र बहुपक्षीय सैन्य टकरावको दिशामा अघि बढ़ने संकेत गरिरहेको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृंखलामा हामी शान्ति वार्ताको आवरणमा बुनिएको कूटनीतिक षड्यन्त्र, हर्मुजमा अमेरिकी युद्धपोतको रहस्यमय मुभमेन्ट र इजरायलले वार्तालाई कसरी निष्कर्षविहीन बनायो भन्ने बारेमा विशेष चर्चा गर्नेछौ। पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको ऐतिहासिक फेस टू फेस वार्ता अन्तत 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुन पुग्यो। आइतबार एक पत्रकार सम्मेलन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताको नराम्रो खबर सुनाउँदै इरानसँग सहमति हुन नसकेको आधिकारिक जानकारी दिएका थिए। भान्सका अनुसार 21 घण्टासम्म निकै गम्भीर र ठोस छलफलहरू भए तापनि इरानले अमेरिकी रेडलाइन अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। इस्लामाबाद वार्ताका मुख्य मुद्दाहरू। अप्रिल 2026 पाकिस्तानको मध्यस्थतामा आयोजित इस्लामाबाद वार्ता 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुनुमा दशकौंदेखि बल्झिरहेका 5 मुख्य मुद्दाहरू बाधक देखिएका छन्। यो वार्ता केवल एउटा प्राविधिक छलफल मात्र नभई दुवै राष्ट्रको प्रतिष्ठा, सुरक्षा र अस्तित्वको लडाई बन्न पुग्यो। वार्ताको टेबुलमा सबैभन्दा पेचिलो बनेको पहिलो मुद्दा युरेनियम सम्वर्धन हो, जसमा अमेरिका र इजरायलले इरानको आणविक क्षमतालाई पूर्ण बन्देज लगाउनु पर्ने रेड लाइन अघि सारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त इरानभित्रै छिरेर युरेनियम जफत गर्ने जस्ता कड़ा चेतावनी समेत दिइरहँदा इरानले यसलाई आफ्नो वैज्ञानिक र ऊर्जा सम्बन्धी सार्वभौम अधिकार भन्दै कुनै पनि शर्तमा त्याग गर्न अस्वीकार गर्यो। यही वैचारिक टकरावका कारण वार्ताले शुरूआतमै ठूलो धक्का महसुस गरेको थियो। यसैगरी इस्लामाबाद वार्ताको दोस्रो मुद्दा इरानको मिसाइल कार्यक्रम र मध्यपूर्वमा उसको क्षेत्रीय सैन्य प्रभाव बन्न पुग्यो। वाशिङटनले इरानलाई आफ्नो लामो दूरीको ब्यालिस्टिक मिसाइल विकास रोक्न र हिजबुल्लाह, हमास तथा हुथी विद्रोहीहरूलाई दिइने सैन्य सहयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने बतायो। तर तेहरानका लागि यी सशस्त्र समूह र मिसाइल क्षमता नै इजरायल र अमेरिकाको सम्भावित आक्रमण रोक्ने मुख्य सुरक्षा कवच हुन्, जसलाई त्याग्नु इरानका लागि आत्मसमर्पण सरह हुन सक्थ्यो। त्यसैले इरान अमेरिकाको यो प्रस्ताव स्वीकार गर्न तयार भएन। त्यसै गरी तेस्रो मुद्दाको रूपमा रहेको आर्थिक नाकाबन्दी र क्षतिपूर्तिले वार्तालाई झन जटिल बनायो। इरानले विशेष गरी युद्धका कारण आफ्नो देशको भौतिक पूर्वाधारमा पुगेको खरबौं डलरको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने र वर्षौंदेखि लाग्दै आएका सबै आर्थिक प्रतिबन्धहरू तत्काल हटाइनुपर्ने कड़ा अडान राख्यो। अमेरिकाका लागि युद्धको क्षतिपूर्ति स्वीकार्नु भनेको रणनीतिक रूपमा आफूलाई पराजित र नैतिक रूपमा दोषी मान्नु सरह हुने भएकोले अमेरिकी टोली यस मागबाट पछि हट्यो। चौथो र रणनीतिक रूपमा सबैभन्दा संवेदनशील मुद्दा हर्मुज जलडमरूको नियन्त्रण र त्यहाँबाट हुने कर असुली बन्न पुग्यो। विश्वको तेल आपूर्तिको लाइफलाइन मानिने यस जलमार्गमा इरानले आफ्नो पूर्ण अधिकार दावी गर्दै रियाल मुद्रामा कर असुल्ने कानून ल्याएको छ, जसलाई अमेरिकाले हटाउनु पर्ने माग गरेको छ। तर यता अमेरिकी मागको विरोध गर्दै इरानले आरोप लगाएको छ कि जुन कुराहरू अमेरिकाले युद्धबाट हासिल गर्न सकिरहेको थिएन अहिले वार्ताबाट त्यही कुरा खोज्न खोज्दा इस्लामाबाद वार्ता निष्कर्षविहीन बन्न पुगेको हो। इरानमा भित्रियो चीनको हतियार। इस्लामाबादमा जारी अमेरिका र इरान बीचको वार्ताको जटिल पृष्ठभूमिमा चीनको रणनीतिक प्रवेशले विश्व राजनीतिमा एउटा नयाँ र शक्तिशाली मोड ल्याएको छ। अमेरिकी गुप्तचर निकाय सीआईएले हालै सार्वजनिक गरेको एक गोप्य र सनसनीपूर्ण रिपोर्टले व्हाइट हाउस र सम्पूर्ण पश्चिमा जगतलाई झन बढेको छ। अमेरिकाले इरानलाई कमजोर र एक्लो भएको दावी गरिरहँदा चीनको यो बलियो साथ

देशले इरानलाई वार्ताको टेबलमा थप शक्तिशाली त बनाएको छ नै, वार्ता निष्कर्षविहीन टुङ्गिनुमा यो पनि मुख्य कारण बन्न पुगेको छ। किनकि उसको पछाडि विश्वको अर्को महाशक्ति उभिएको अवस्थामा इरानले अब अमेरिकी दबावमा जुनसुकै शर्त मान्नुपर्ने बाध्यता छैन। चीनको यो प्रवेशले इस्लामाबाद वार्तालाई केवल दुई देश बीचको विवादमा मात्र सीमित राखेन, बरु यसलाई ग्रेट पावर राइभलरी अर्थात महाशक्तिहरू बीचको प्रतिस्पर्धाको एउटा कुरुक्षेत्रमा परिणत गरिदिएको छ। यति बेला अमेरिका र इजरायलका लागि इरानको यो बढ्दो सैन्य सामर्थ्य एउटा ठूलो टाउको दुखाइको विषय बन्न पुगेको छ। चीनले इरानलाई दिने यो सुरक्षा कवचले मध्यपूर्वको शक्ति सन्तुलनलाई स्थायी रूपमा बदल्न सक्छ। वार्ताको टेबलमा बसिरहेका अमेरिकी प्रतिनिधिहरूका लागि अब इरानसँग मात्र होइन, बरु पर्दा पछाडिबाट खेलिरहेको चीनको प्रभावसँग पनि लड्नुपर्ने चुनौती थपिएको छ। हर्मुजमा युद्धपोत र लेबनानमा बमबारी। इस्लामाबादमा जारी वार्ताको सबैभन्दा जटिल र सामरिक महत्वको केन्द्रमा हर्मुज जलडमरूको विवाद बन्न पुगेको छ, जसले वार्तालाई निष्कर्षविहीन बनाउन मुख्य भूमिका खेल्यो। शनिबार इस्लामाबादमा शान्तिको मस्यौदा तयार भइरहँदा यता अमेरिकी सेन्ट्रल कमान्डले हर्मुज जलडमरूमा आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस फ्रान्की पिटरसन परिचालन गरेर वार्तालाई भाड्ने काम गरेको थियो। अमेरिकाले इरानद्वारा बिछ्याइएका समुद्री सुरुङहरू सफा गर्ने बहानामा आफ्ना जंगी जहाजहरू पठाएर इरानको सामरिक पकडलाई चुनौती दिने प्रयास गरेपछि वार्ताको टेबुलमा बसिरहेका इरानी प्रतिनिधिहरू सशंकित मात्र भएनन्, बरु वार्ता नै भंग हुने अवस्थामा पुग्यो। जब इरानले 30 मिनटभित्र जहाज नहटाए मिसाइल आक्रमण गर्ने कड़ा चेतावनी दियो, त्यसपछि अमेरिकाले हर्मुज जलडमरूमा रहेका आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस फ्रान्की पिटरसनलाई त्यहाँबाट पछि हटाएको थियो। यता इजरायलको भूमिकाले वार्तालाई झन निष्कर्षविहीन र जटिल बनाउन आगोमा घिउ थप्ने काम गर्यो। जब इस्लामाबादमा सिज फायरका लागि गहन छलफल भइरहेको थियो, ठिक त्यही समयमा इजरायलले लेबनानमा भीषण हवाई आक्रमण जारी राख्यो, जसमा कैयौं निर्दोष नागरिकहरूको ज्यान गयो। इरानी टोलीले वार्ताको क्रममा इजरायली आक्रमण रोक्न बारम्बार माग गरे तापनि अमेरिकी प्रशासनले इजरायललाई नियन्त्रण गर्नुको सट्टा मौन समर्थन दिएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त सार्वजनिक रूपमै इरान विरूद्धको अभियान अझै नसकिएको भन्दै इरानको आणविक भण्डार र युरेनियम नष्ट गर्न जुनसुकै कदम चाल्ने धम्की दिए, जसले वार्तालाई निकै प्रभावित बनायो। यसरी अमेरिकाको सैन्य दबाव र इजरायलको निरन्तरको आक्रमण र इरानलाई चीनको रक्षा सहयोगले इस्लामाबाद वार्ता एउटा कूटनीतिक षड्यन्त्रमा परिणत हुन पुगेको छ। इरानले आफ्नो अस्तित्व र सुरक्षा कवच मानिने हिजबुल्लाह र हर्मुज जलमार्गमा कुनै पनि शर्तमा सम्झौता नगर्ने अडान लिएपछि अमेरिका बिना कुनै नतिजा फर्कन बाध्य भयो। इजरायलले लेबनानलाई युद्धको मैदान बनाइरहँदा र अमेरिकाले युद्धमा युद्धपोत परिचालन गरिरहँदा इरानले पनि आफू सैन्य रूपमा पछि नहट्ने स्पष्ट संकेत दिएको छ। अहिलेसम्मको अवस्था हेर्दा वार्ता केवल समय काट्ने र अर्को ठूलो युद्धको तयारी गर्ने एउटा बहाना मात्र साबित भएको छ, जसले गर्दा मध्यपूर्वको भविष्य अब कूटनीतिको टेबलबाट उम्किएर फेरि एकपटक युद्धको मैदानमा पुग्ने संकेत गरिरहेको छ। नयाँ शीतयुद्ध बन्दै मध्यपूर्व। इस्लामाबाद वार्ताको विफलता र पछिल्लो सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले नयाँ शीतयुद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छ भने अर्कोतिर चीन रूस र इरान बीचको एउटा अनौपचारिक तर शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र सैन्य प्रविधि उपलब्ध गराउनले यो लडाईँ अब केवल दुई देश बीचको विवाद मात्र नरहेको प्रश्न हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेडलाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र सामर्थ्य प्रदान गरेको छ, जसका कारण 21 घण्टाको सघन वार्ता पनि बिना कुनै निष्कर्ष टुङ्गिन पुग्यो।

अवतरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण देखिएको छ। युक्रेन युद्धमा व्यस्त भए तापनि रूसले इरानलाई आवश्यक खुफिया जानकारी र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ, जसले अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई निश्चित पार्न इरानलाई मद्दत पुगेको छ। चीनको आर्थिक र प्राविधिक शक्ति, रूसको सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कड़ा पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब पश्चिमा शक्तिहरूको नियन्त्रणबाट खुत्किँदै गएको महसुस गर्न थालिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको धम्कीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरालाई थप प्रष्ट हुन्छ। सीधा भन्नुपर्दा इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ शक्ति समीकरणको ठूलो हात छ। अबको विश्व राजनीति कूटनीतिको माध्यमबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीत युद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। इस्लामाबाद वार्ता कुनै ठोस निष्कर्ष बिना टुङ्गिएपछि अबको भविष्य कुन दिशामा मोडिएला भन्ने प्रश्नले विश्व राजनीतिमा गम्भीर संशय पैदा गरेको छ। वार्ताको विफलतासँगै इजरायलले लेबनान र इरानमाथि आक्रमण तीव्र पार्ने स्पष्ट संकेत दिइसकेको छ, जसले गर्दा यो युद्ध विराम कुनै पनि बेला भंग हुन सक्छ। अर्कोतर्फ हर्मुज जलमार्गको नियन्त्रण र त्यहाँ बिछ्याइएका बारूदी सुरुङ हटाउने विषयले अमेरिका र इरान बीच सीधा सैन्य टकराव निम्त्याउने जोखिम बढाएको छ। चीनबाट प्राप्त गरेको अत्याधुनिक रक्षा प्रणाली र नयाँ मिसाइलहरूको बलमा अब इरानले अमेरिकाको रेड लाइनलाई चुनौती दिने सम्भावना बलियो छ। त्यसैले अब प्रश्न यो होइन कि वार्ता किन असफल भयो, बरु मुख्य प्रश्न त यो हो कि के महाशक्ति राष्ट्रहरू साँच्चै शान्ति चाहन्छन् वा हर्मुजको यो निलो पानीमा उनीहरू फेरि एकपटक विश्व अर्थतन्त्रलाई डुबाएर आफ्नै साम्राज्य खडा गर्ने दाउमा छन्। दर्शकवृन्द, तपाईलाई आजको यो श्रृंखला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृंखला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि संवेदनशील मानिने हर्मुज जलसन्धि यति बेला एउटा यस्तो टाइम बम बनेको छ, जसले कुनै पनि क्षण विश्व अर्थतन्त्र

कि यो जल क्षेत्र कुनै अन्तर्राष्ट्रिय खुल्ला समुद्र होइन, बरु यो इरान र ओमानको पूर्ण सार्वभौम सत्ता अन्तर्गत पर्ने जल क्षेत्र हो। यसै तर्कलाई आधार बनाएर इरानले अहिले हर्मुज भएर आवत जावत गर्ने व्यापारिक जहाजहरूबाट टोल अर्थात पारवहन शुल्क असुली गर्न थालेको छ। विश्वको झण्डै एक तिहाई तेल ढुवानी हुने यो साँगुरो मार्गमा शुल्क लगाउनु भनेको इरानले विश्व अर्थतन्त्रको नाडीमा आफ्नो बलियो पकड जमाउनु हो। जसरी कुनै देशले आफ्नो राष्ट्रिय राजमार्गमा टोल असुली गरेर राजस्व बढाउँछ, इरानले पनि त्यसै गरी हर्मुजलाई आफ्नो आर्थिक मेरुदण्ड र कूटनीतिक बार्गेनिङ चिपको रूपमा प्रयोग गरिरहेको छ। इरानले हर्मुजमा आफ्नो पकड बलियो बनाउन ओमानतर्फको पुरानो मार्गमा समुद्री माइनहरू बिछ्याएसँगै त्यो मार्ग असुरक्षित भएकोले यति बेला सबै जहाजहरू इरानी सीमाको अझ नजिक रहेको नयाँ मार्गबाट हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ। यो नयाँ मार्ग अहिले पूर्ण रूपमा इरानी रेभोल्युसनरी गार्ड्सको प्रत्यक्ष निगरानीमा रहेको छ, जहाँबाट पार हुन अब हरेक जहाजले इरानको स्वीकृति लिनुपर्नेछ। यदि इरानले यो मार्ग बन्द गरिदियो वा नियन्त्रण अझ कडा बनायो भने विश्व अर्थतन्त्रमा ठूलो सुनामी आउन सक्छ। अहिले अमेरिका र इजरायल इरानले उठाएको यही टोल ट्याक्स टुलुटुलु हेरेर बस्न बाध्य भएका छन्। इरानलाई राम्रोसँग थाहा छ यो उसको यस्तो ब्रह्मास्त्र हो जुन परमाणु बम भन्दा पनि शक्तिशाली छ। यसैको बलमा इरान अहिले आफ्नो शर्तमा अडिग रहन सकेको हो। यदि इरानसँग हर्मुज जलडमरू हुँदैनथ्यो भने अमेरिका र इजरायलले इरानलाई धेरै अघि नै घुँडा टेकाइसकेका हुन्थे। ट्रम्पको नयाँ रणनीति। डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी विदेश नीतिमा एउटा अत्यन्तै कठोर र आक्रामक रणनीतिको उदय भएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले भेनेजुएला स्टाइल ब्लकेटको संज्ञा दिएका छन्। ट्रम्प प्रशासनले अब इरानलाई सैन्य रूपमा मात्र होइन बरु आर्थिक रूपमा पूर्णत घाँटी निमोठेर आत्मसमर्पण गराउने योजना बनाएको छ। विगतमा अमेरिकाले भेनेजुएलाको तेल निर्यातलाई ठप्प पारेर त्यहाँको अर्थतन्त्रलाई धराशायी बनाए झैं अब इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग आइल्याण्डलाई निशाना बनाउने तयारी गरिरहेको छ। ट्रम्पले स्पष्ट संकेत दिएका छन् कि यदि इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्न खोज्छ भने अमेरिकाले आफ्ना शक्तिशाली युद्धपोतहरू प्रयोग गरेर इरानको तेल आपूर्ति र व्यापारलाई संसारबाट पूर्ण रूपमा विच्छेद गरिदिनेछ। यस रणनीतिको मूल उद्देश्य इरानले कर उठाएर वा तेल बेचेर कमाउने राजस्वलाई शून्यमा झार्नु हो, जसले गर्दा तेहरान आर्थिक रूपमा टाट पल्टिएर अमेरिकी शर्तहरू मान्न बाध्य होस्। यस रणनीतिलाई कार्यान्वयन गर्न अमेरिकाले समुद्रमा आफ्नो शक्ति प्रदर्शनलाई उत्कर्षमा पुर्याएको छ। हालैको सैन्य मुभमेन्ट अनुसार अमेरिकाले हाइफा क्षेत्रबाट आफ्नो शक्तिशाली एयरक्राफ्ट करियर यूएसएस जेराल आर फोर्डलाई पर्सियन गल्फतर्फ मोडेको छ। त्यसै गरी यूएसएस अब्राहम लिंकनको सो क्षेत्रमा पहिलेदेखि नै तैनात छ भने जर्ज डब्ल्यू बुश र यूएसएस बक्सर जस्ता भिन्साय युद्धपोतहरू पनि सोही दिशातर्फ अघि बढ़िरहेका छन्। यो व्यापक सैन्य तैनाथीको अर्थ के हो भने अब अमेरिकाले इरानको तटवर्ती क्षेत्रमा एउटा अवैध पर्खाल खड़ा गर्नेछ। यदि इरानले हर्मुज जलमार्ग बन्द गरेर विश्वलाई धम्क्याउन खोज्यो भने अमेरिकाले प्रत्युत्तरमा इरानबाट निस्कने एउटा पनि तेल ट्याङ्करलाई चीन वा भारतसम्म पुग्न नदिने गरी इकोनोमिक ब्लकेट लगाउनेछ। यसले इरानको मुख्य आर्थिक मेरुदण्डलाई नै भाँचिदिने र उसलाई अन्तर्राष्ट्रिय व्यापारबाट पूर्णत अलग्याउने देखिन्छ। ट्रम्पको यो रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक र दण्डित गर्ने प्रकृतिको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत स्पष्ट पारेका छन् कि इरानले आफूलाई कर उठाउने मालिक ठाने पनि वास्तवमा ऊ अमेरिकी घेराबन्दीमा परिसकेको छ। अमेरिकाले अब इरानको तेल खरिद गर्ने राष्ट्रहरूलाई समेत कड़ा चेतावनी दिने र ती राष्ट्रहरूसम्म पुग्ने आपूर्ति मार्गलाई नै सैन्य नियन्त्रणमा लिने तयारी गर्दैछ। यो भेनेजुएला मोडलको सफलताका लागि अमेरिकाले आफ्नो नौसैनिक श्रेष्ठतालाई पूर्ण रूपमा उपयोग गर्नेछ। यदि खर्ग आइल्याण्डबाट हुने तेल निकासी बन्द भयो भने इरानको वार्षिक अर्बौं डलरको आमदानी गुम्नेछ, जसले गर्दा इरानभित्रै जनविद्रोह वा सैन्य मनोबल कमजोर हुने ट्रम्पको आंकलन छ। त्यसैले ट्रम्पको यो भेनेजुएला स्टाइल नाकाबन्दीले मध्यपूर्वको द्वन्द्वलाई एउटा नयाँ र खतरनाक मोडमा पुर्याउन सक्छ। आजसम्म इरानले हर्मुज जलमार्गलाई अमेरिका विरूद्ध हतियारको रूपमा प्रयोग गर्दै आएको थियो, तर अब अमेरिकाले सोही हतियार इरान विरूद्ध नै प्रयोग गर्छ।

योजना बनाएको छ। यदि अमेरिकाको यो रणनीति सफल भएमा इरानले आफ्नो अस्तित्व रक्षाका लागि कि त एउटा ठूलो युद्ध लड्नुपर्नेछ कि त अमेरिकाका सबै अपमानजनक शर्तहरू स्वीकार गर्नुपर्नेछ। वार्ता विफल भएपछि ट्रम्पले अघि सारेको यो इकोनोमिक वारफेयरले विश्व तेल बजारमा पनि ठूलो हलचल ल्याउने निश्चित छ। अबको केही हप्तामा अमेरिकाले खर्ग आइल्यान्ड र हर्मुजको पानीमा कसरी आफ्नो फलामे पर्खाल खडा गर्छ त्यसैले मध्य पूर्वको भावी नक्सा तय गर्नेछ। इरानको प्रतिकार र चेतावनी। इस्लामाबाद वार्ताको विफलता र अमेरिकाले अघि सारेको नौसैनिक नाकाबन्दीको धम्कीपछि इरानले देखाएको प्रतिकार र उसको शक्तिशाली सैन्य दस्ता इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सको चेतावनीले मध्य पूर्वको तनावलाई उत्कर्षमा पुर्याएको छ। इरानले स्पष्ट पारेको छ कि उनीहरू अमेरिकी दबाव र धम्कीका अगाडि झुक्ने छैनन्। आईआरजीसीका कमाण्डरहरूले खुल्ला रूपमा चेतावनी दिएका छन् कि यदि अमेरिकाले हर्मुज जलमार्ग वा खर्ग आइल्यान्डमा कुनै पनि प्रकारको नौसैनिक अवरोध खडा गर्ने प्रयास गरेमा त्यसको नतिजा अकल्पनीय हुनेछ। इरानको यो आत्मविश्वासी प्रतिकारको मुख्य आधार उसको अत्याधुनिक मिसाइल प्रविधि ड्रोन स्वार्म र समुद्रमा बिछ्याइएका स्मार्ट माइन्सहरू हुन्। आईआरजीसीले अमेरिकी युद्धपोतहरूलाई लक्षित गर्दै 30 मिनटको अल्टिमेटम समेत जारी गरिसकेको छ जसले के संकेत गर्छ भने इरान अब सीधा सैन्य टकरावका लागि मानसिक र भौतिक रूपमा तयार भइसकेको छ। इरानको प्रतिकार रणनीति केवल रक्षात्मक मात्र छैन बरु यो अत्यन्तै आक्रामक पनि छ। इरानले हर्मुज जलमार्गमा आफ्नो सार्वभौम अधिकार दावी गर्दै त्यहाँबाट पार हुने प्रत्येक जहाजको गतिविधिमा कडा निगरानी राखेको छ। आईआरजीसीले स्पष्ट सन्देश दिएको छ यदि इरानले आफ्नो तेल बेच्न पाउँदैन भने यो बाटो भएर कुनै पनि जहाजले सुरक्षित रूपमा निस्कन पाउने छैनन्। इरानले आफ्ना तटवर्ती क्षेत्रहरूमा कास्ट आइरन जस्ता शक्तिशाली एन्टिसिप मिसाइलहरू र चीनबाट प्राप्त अत्याधुनिक रक्षा प्रणालीहरू तैनात गरेको छ जसले अमेरिकी विमानवाहक जहाजलाई समेत ठूलो क्षति पुर्याउन सक्ने क्षमता राख्दछ। इरानले वार्ताको टेबुलमा देखाएको अडान र रणमैदानमा गरेको यो सैन्य तयारीले ट्रम्प प्रशासनलाई समेत सोच्न बाध्य बनाएको छ। यसका साथै इरानले आफ्नो प्रोक्सी शक्तिहरू जस्तै हिजबुल्लाह र हुथी विद्रोहीहरूलाई समेत उच्च सतर्कतामा राखेको छ। यदि अमेरिकाले इरानमाथि प्रत्यक्ष नौसैनिक नाकाबन्दी लगायो भने इरानले क्षेत्रीय स्तरमा बहुआयामिक युद्ध लड्ने रणनीति बनाएको छ। आईआरजीसीका अनुसार अमेरिकाले हर्मुजमा बिछ्याइएका माइन्सहरू हटाउन खोज्नु भनेको इरानको सार्वभौमिकतामाथि सीधा आक्रमण हो। इरानी नौसेनाले अमेरिकी युद्धपोतहरूलाई घेराबन्दी गरेर आफ्नो सैन्य श्रेष्ठता प्रदर्शन गरिरहेको छ जसले गर्दा अमेरिकी सेन्ट्रल कमाण्डलाई समेत आफ्नो अपरेशन अघि बढाउन कठिन भइरहेको छ। इरानको यो कडा प्रतिकारले इस्लामाबाद वार्ता केवल एउटा कूटनीतिक नाटक मात्र थियो भन्ने प्रमाणित भएको छ र वास्तविक फैसला समुद्रको पानीमै हुने निश्चित देखिएको छ। नयाँ शीत युद्धको शुरूआत। इस्लामाबाद वार्ताको विफलता र त्यसपछिको सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ जसलाई भू राजनीतिक विश्लेषकहरूले नयाँ शीत युद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्य पूर्वमा आफ्नो वर्चस्व कायम राख्नुपर्ने अडानमा छ भने अर्कोतिर चीन रूस र इरान बीचको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बुनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र घातक सैन्य प्रविधि उपलब्ध गराउनुले यो लडाईँ अब केवल दुई देशबीचको क्षेत्रीय विवाद मात्र नरहेको प्रश्न हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेड लाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र शक्ति प्रदान गरेको छ जसका कारण 21 घण्टाको सघन वार्तामा इरानलाई आफ्ना शर्तहरूमा अडिग रहने सामर्थ्य मिलेको हो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण र निर्णायक देखिएको छ। युक्रेन युद्धको मोर्चामा व्यस्त भए तापनि मस्कोले तेहरानलाई आवश्यक खुफिया जानकारी उपग्रह तथ्याङ्क र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ। यसले गर्दा अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई पहिल्यै पहिचान गरी निश्चेज पार्न इरानलाई ठूलो मद्दत पुगेको छ। चीनको विशाल आर्थिक र प्राविधिक शक्ति रूसको गहिरो सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको

0: नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कड़ा सैन्य पकड़ र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब अमेरिकाको नियन्त्रणबाट खुत्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको कड़ा चेतावनीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरा प्रष्ट हुन्छ। यति बेला इरानमा चीन र रूसको यो सक्रिय प्रवेशले मध्यपूर्वलाई महाशक्तिहरू बीचको ग्रेट पावर राइभलरीको कुरू क्षेत्रमा परिणत गरिदिएको छ। ट्रम्प प्रशासनले इरानमाथि भेनेजुएला स्टाइलको आर्थिक नाकाबन्दी लगाउने प्रयास गरे पनि चीनले त्यसलाई आफ्नो विशाल व्यापारिक सञ्जाल मार्फत विफल तुल्याइदिने सम्भावना उत्तिकै प्रबल छ। अबको विश्व राजनीति कूटनीतिको मधुर सम्वादबाट भन्दा पनि सैन्य प्रविधि ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने संकेत देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। त्यसैले इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ वैश्विक शक्ति समीकरणसँगै इजरायली प्रधानमन्त्री नेतन्याहुको सत्ता बचाउने रणनीति र अमेरिकाको सैन्य दबाव मुख्य कारण हुन् जसले अब शान्तिवार्ता भन्दा बढी क्षेत्रीय महायुद्ध र विनाशको संकेत गरिरहेको छ। हर्मुज जलसन्धिको यो तनावले विश्वलाई एउटा यस्तो गम्भीर मोडमा पुर्याएको छ जहाँ कूटनीति अब मिसाइलको गर्जन र आर्थिक नाकाबन्दीको छायामा दबिएको छ। इरानले हर्मुजलाई आफ्नो ब्रह्मास्त्र बनाएर विश्व अर्थतन्त्रको नाडी छामिरहेको छ भने ट्रम्प प्रशासनले भेनेजुएला स्टाइलको घेराबन्दी मार्फत इरानको आर्थिक मेरुदण्ड नै भाँचिदिने रणनीति अघि सारेको छ। अमेरिकाका भीमकाय युद्धपोतहरू र इरानका अत्याधुनिक ड्रोन स्वाम बीचको यो टकरावले मध्यपूर्वलाई एउटा यस्तो विस्फोटक अवस्थामा पुर्याएको छ जहाँ सानो गल्तीले पनि विश्वव्यापी महायुद्धको ढोका खुल्न सक्छ। यो द्वन्द्व अब केवल दुई देश बीचको शक्ति प्रदर्शन मात्र रहेन बरु यसले चीन रूस र इरानको नयाँ युरेसियन ब्लक विरूद्ध अमेरिकी वर्चस्वको नयाँ शीतयुद्धलाई सतहमा ल्याएको छ। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।
1: सिधा कुरा जनतासँग चलाउँदै गर्दा केही वर्ष अगाडि रवि लामिछानेले भनेको यो कुरा सुन्नुहोस्।
2: अब यो क्यानाडाको मन्त्रीमण्डललाई देखाउन चाहन्छु। यो क्यानाडाको मन्त्रीमण्डल यहाँ आयो, रक्षा मन्त्रीलाई यातायात मन्त्री बनाएर काम हुँदैन। यी मन्त्रीहरूको ज्ञान र क्षमता नै यिनले जिम्मेवारी पाएको मन्त्रालयसँग सम्बन्धित छ। हामी कहाँ योगेश भट्टराईलाई पर्यटन मन्त्रीबाट हट्नु पर्यो, हट्नुहुन्छ कि मन्त्री पदबाट हट्नुहुन्छ कि बरु महिला तथा बालबालिका मन्त्रालय छान्नुहुन्छ भन्यो भने धरो धर्म के फरक पर्छ र? जिम्मेवारी पुरा गर्ने त हो नि, महिला तथा बालबालिका मन्त्रालय भए पनि जानु पर्ला भन्छन्।
1: वेल, अब यो परिपाटी केही हदसम्म चेन्ज हुने भएको छ र हाम्रै देशको मन्त्रीमण्डल पनि एज र क्वालिफिकेसनको हिसाबले एउटा उदाहरणीय मन्त्रीमण्डल बनेको छ। मन्त्रालय सम्हालिरहेका अधिकांश मन्त्रीहरू आफ्नो क्षेत्रमा विषय विज्ञ छन्। आधा भन्दा बढी मन्त्रीहरू 40 वर्ष मुनिका छन् र आइरोनी त सोडिम वागले नै यो मन्त्रीमण्डलका सबैभन्दा पाका मन्त्री हुन्। अब मन्त्रीहरूको शपथ खाएसँगै यो सरकारले तत्कालै के गर्ने भनेर शासकीय सुधार सम्बन्धी 100 कार्यसूची पारित गरिसकेको छ। आजको भिडियोमा हामी यही मन्त्रीमण्डलको मन्त्रीहरूको परिचय सहित त्यो मन्त्रालयले के गर्छ र यो 100 कार्यसूचीमा उनीहरूको मन्त्रालय अन्तर्गत उनीहरूले गर्नै पर्ने काम के परेका छन् त यिनै विषयमा चर्चा गर्नेछौ। अब नयाँ वर्ष आउँदैछ र अल्टिमाले पनि नयाँ वर्ष 2083 को लागि भनेर न्यू इयर ग्रान्ड सेल सुरु गरेको छ। यही अप्रिलको 3 बेलुका 8 बजेबाट अनलाइनमा र अप्रिलको 4 बिहान 9:30 बजेबाट आ आफ्ना आउटलेट्सहरूमा अल्टिमाले सुरु गरेको ग्रान्ड सेल क्याम्पेनमा अब तपाईँहरूले हरेक आइटम्समा अप टु 70% अफ पाउनुहुनेछ।

0: जस अन्तर्गत फर्स्ट 100 युजरलाई भनेर अल्टिमा 10K मिनी पावर ब्याङ्क, अल्टिमा बुस्ट 20K प्रो र अल्टिमा फ्युजन 360 रुपिज 2083 पाउन सक्नुहुन्छ। अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो ग्रान्ड सेल च्याम्पियनको प्राइसमा अझै थप 25 डिस्काउन्ट सहित तपाईँहरूले एमआरपी रुपिज 3599 पर्ने बुम 211 इयरबड्स न्यू इयर च्याम्पियन प्राइस रुपिज 1599 भन्दा पनि कम मात्र 1349 पाउनुहुन्छ। यो अफर फर्स्ट 100 युजरको लागि हो। यो सँगसँगै न्यू इयर प्राइस पोइन्ट डिल अन्तर्गत अल्टिमा X1 प्रो इयरबड्स 1444, अल्टिमा मार्बल स्पिकर 2444, अल्टिमा वाच सर्कल 3444 र अल्टिमा बुस्ट 20K अल्ट्रा म्याक्स जुन पावर ब्याङ्कबाट चाहिँ ल्यापटप पनि चार्ज गर्न मिल्छ त्यसलाई 4444 पाउनुहुनेछ। यो न्यू इयर ग्रान्ड सेल क्याम्पेनको अफरहरू अल्टिमाको अफिसियल वेबसाइट, दराज, जीवी, खल्ती, पठाउ बजार र अल्टिमाको आउटलेटहरूमा 10 अप्रेलको मिड नाइटसम्म उपलब्ध छ। पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। सस्मित पोखरेल मात्र 29 वर्षको उमेरमा शिक्षा तथा खेलकुद मन्त्री र सरकारको अफिसियल प्रवक्ता यानि कि स्पोक्स पर्सन, बालेश्वरको क्याबिनेटको सबैभन्दा कान्छा सदस्य हुन् सस्मित पोखरेल। अब यति सानो उमेरमै उनलाई यस्तो भारी जिम्मेवारी किन दिइयो त? सायद काठमाडौँ महानगरपालिकामा बालेन्ससँगै काम गर्दा उनले देखाएको रिजल्ट ओरिएन्टेड काम नै यो नियुक्तिको मुख्य कारण हुन सक्छ। उनले काठमाडौँ महानगरपालिकामा एसिस्टेन्ट एक्सपर्ट अफ अर्बन प्लानिङ कमिसनमा एडभाइजर हुँदा मेयर बालेन्सासँगै मिलेर सरकारी स्कुलको मुहारै फेर्ने गरी धेरै सफल योजनाहरू ल्याए। उनकै अगुवाईमा विद्यालयमा स्मार्ट बोर्डदेखि मिड डे मिल्ससम्मको थालनी भयो। त्यस्तै बुक फ्री फ्राइडेको अवधारणा ल्यायो, जस अनुरूप हप्ताको एक दिन किताबी ज्ञान बिना नै विद्यार्थीको सिप, कला र क्रिएटिभिटीलाई नयाँ उचाइ दिने खाले गतिविधिहरूमा इन्भल्भ गराइयो। अनि उनले क्रिएटिभ स्कुल प्रोग्राम अन्तर्गत क्लास 4 12 विद्यार्थीलाई लक्षित गरी स्पोर्ट्स ट्रेनिङ दिने एउटा विशेष इनिसिएटिभ पनि सुरु गरे र मोस्ट इम्पोर्टेन्टली शिक्षा मन्त्रालयले नै कार्यान्वयन गर्न नसकेको प्राइभेट स्कुलमा गरिब तथा जेएनदार विद्यार्थीलाई दिनुपर्ने 10% छात्र वृद्धिको पनि कार्यान्वयन भयो। जस अनुरूप हरेक वर्ष काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा अब वार्षिक देशैभरबाट 20,000 विद्यार्थीले स्कलरसिप पाउँदैछन्। स्थानीय तहमा उनले गरेको सुधारहरूले नै आज उनलाई शिक्षा र खेलकुद क्षेत्रमा एउटा नयाँ आशाको केन्द्र बनाएको छ। सस्मितको यो प्र्याक्टिकल एक्सपिरियन्स र चुनावी अनलाइन क्याम्पेनले गर्दा नै उनलाई इलेक्सनमा जायन्ट किलरको रूपमा उदय गरायो। उनी आफै हुर्केका क्षेत्र नम्बर 5 उनले 30,737 मत ल्याएर जित हासिल गरे, जबकि उनको बलियो प्रतिस्पर्धी मानिएको नेपाली कंग्रेसका जेनरल सेक्रेटरी र पूर्व मन्त्री समेत रहेका प्रदीप पौडेलले मात्र 9,159 मत ल्याए। तर यो जित अचानक भने आएको होइन। 18 वर्षको उमेरमै उज्जवल थापाको विवेकशील क्याम्पेनबाट सुरु भएको उनको यात्रा आज देशको प्रवक्तासम्म पुगेको छ। काठमाडौँ युनिभर्सिटीबाट लमा ब्याचलर्स गरेका सस्मित अहिले त्रिभुवन विश्वविद्यालयबाट गुड गभर्नेन्स, एन्टी करप्सन एन्ड पब्लिक पोलिसीमा मास्टर्स गर्दैछन्। इन्ट्रेस्टिङ कुरा त सरकारको शिक्षा मन्त्री बनेकाले अब टियुको प्रो चान्सलर पनि उनी नै हुन्। अब सस्मित शिक्षा मन्त्री भएको दोस्रो दिन नै एसई पछि हुने ब्रिज कोर्सहरूलाई ब्यान्ड गरेर आफ्नो काम सुरु गरिसकेका छन्। त्यसो त सरकारको पहिलो मन्त्री परिषद बैठकले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा शिक्षा क्षेत्रका सुधारका निम्ति पनि केही महत्वपूर्ण बुदाहरू छन्। जस्तै बुदा नम्बर 89 शिक्षा क्षेत्रमा एउटा क्रान्तिकारी परिवर्तनको घोषणा गरिएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा 5 विद्यार्थीलाई आन्तरिक परीक्षा नलिकन उनीहरूको क्लासरुम एक्टिभिटिजको आधारमा मूल्याङ्कन गर्ने भनिएको छ। परीक्षाले उनीहरूलाई मनोवैज्ञानिक असर वा दबाव दिने भएकाले उनीहरूको परीक्षा नलिने भनिएको हो। यो एकदमै राम्रो निर्णय भए पनि यसको फिजिबिलिटीको दृष्टिकोणले हेर्दा टिचरहरूलाई रेगुलर मूल्याङ्कन गर्ने तरिकामा प्रोपर ट्रेनिङ नदिकन यो कदम चाले शिक्षाको गुणस्तर घट्ने खतरा पनि उत्तिकै छ। यस्तै बुदा नम्बर 86 स्कुल र युनिभर्सिटीमा राजनीतिक हस्तक्षेप रोक्न 2 महिनाभित्र दलीय विद्यार्थी संगठन हटाई 3 महिनाभित्र स्टुडेन्ट काउन्सिल स्थापना गर्ने नीति पनि स्वीकृत भएको छ। यो अर्को एकदमै राइट डिसिजन र गर्नै पर्ने कार्य भए पनि वर्षौंदेखि जरा गाडेका राजनीतिक संगठनलाई हटाउन मन्त्री सस्मितलाई एउटा ठूलो प्रशासनिक र राजनीतिक चुनौती पनि हुन्छ। तर यस्तै चुनौतीका बीच पनि आफूलाई महानगरमा पनि प्रमाणित गरिसकेका सस्मितका निम्ति यी काम चुनौती मात्र नभएर इतिहास लेख्ने अवसर पनि बन्न सक्छ। सीतावादी बालेन्द्र शाहको 15 सदस्यीय मन्त्रीमण्डलमा यो पटक 5 महिलाहरूको दरिलो उपस्थिति देखिएको छ। नेपालको इतिहासमा 33% महिला प्रतिनिधित्व सहितको मन्त्रीमण्डल गठन भएको यो नै पहिलो पटक हो। पुरानो परिपाटीलाई तोडेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिड गर्ने जिम्मेवारी यो पटक सीतावादीले पाएकी छिन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गर्दा उनी अलिक भावुक पनि देखिन्। आफूले कहिले मन्त्री बन्छु भनेर नसोचेको र आफ्नो विगत सम्झेर भावुक भएको उनी बताउँछिन्।
1: मैले चाहिँ अहिलेसम्म पनि यस्तो सोचेको छु कि आज यो पदमा चाहिँ हुन्छु भनेर चाहिँ मैले अहिलेसम्म सोच्दै नसोचेको कुरा हो। यसरी पार्टीले हुन्छ नि हाम्रो हाम्रो जनताहरूले यो अवसर दिनुभएको छ, त्यसको लागि चाहिँ त्यो सम्झेर हुन्छ मेरो आफ्नो विगत र आफ्नो पास्ट हुन्छ नि त्यो

0: ग्यान्डी सम्झेको चाहिँ मलाई अलिक इमोसनल जस्तो लाग्छ।
1: खासमा उनी बिलङ गर्ने समुदाय सीमान्तकृत र पछाडि परेको दलित समुदाय हो। वादीहरू 14 शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्बा, जाँदरकोट र दैलेखमा बसोबास गर्न आइपुगेको बताइन्छ। त्यति बेला उनीहरूको मुख्य पेसा चाडपर्व, विवाह, व्रतबन्ध, भोज भतेर आदि अवसरमा राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु थियो। त्यस बापत बक्सिसमा प्राप्त हुने जग्गा जमिन, घर अनि नगद जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो। राणा शासनको अन्त्यपछि भएको रेडियो, टेप रेकर्डर, सिनेमा आदिको लहरले उनीहरूको त्यो परम्परागत पेसा खोसिन थाल्यो। त्यस्तो अवस्थामा गाउँका सामन्त धनाढ्यहरूलाई वादी महिलाको अस्मितामा खेल्न सजिलो भयो र अन्तत उनीहरू मध्ये केहीले त जीविकाको लागि यौन पेसा अँगाल्न पनि बाध्य भए। वादी बस्तीमा हरेक इन्टेन्सन भएका मानिसहरू पुगेर महिलाहरूमाथि दुर्व्यवहार गर्ने भएकाले महिलाहरू असुरक्षित महसुस गर्थे। तर सीता वादीलाई भने वादी समुदायसँग मात्र जोडेर उनको परिचय निकाल्न मिल्दैन। 30 वर्षीय सीताले पोलिटिकल साइन्समा मास्टर्स गरेकी छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन स्किल बेस्ड ट्रेनिङ जस्ता धेरै ग्रासरुट कार्यक्रमहरूमा काम गरेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित महिला समुदायको समानुपातिक सांसद बनेकी सीता वादी समुदायबाट देशको मन्त्री बन्ने पहिलो व्यक्ति हुन्। अब उनले सम्हालिरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भूमिका नेपालको सोसल कन्स्ट्रक्टमा निकै महत्वपूर्ण छ। देशको जनसङ्ख्याको 51% महिला, 33.8% बालबालिका, 10.21% ज्येष्ठ नागरिक र 2.2% अपाङ्ग भएका व्यक्तिहरूको हिस्सा यो मन्त्रालयले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो मन्त्री पद केवल एउटा कुर्सी मात्र होइन, यो त समाजको सबैभन्दा पिछडि भएको वर्गको भरोसा हो। अब मन्त्री भएको दिन जब पत्रकारहरूले उनलाई तपाईँको योजनाहरू के छ भनेर सोधे, तब उनले मन्त्री हुने भन्ने त मैले आज बिहान बल्ल थाहा पाएको, योजनाहरू अब टिमसँग सल्लाह गरेर हामी बन्छौँ नि भनिन्।
0: आज भर्खर मात्रै थाहा भएको छ, अब यो काम पनि अब यस्तो यो पद पनि हुन्छ भन्ने पनि थाहा थिएन, मात्रै हुन्छ भन्ने पनि थाहा थिएन। त्यही भएर अब अहिले नै म यो भनेर भन्नुभन्दा पनि अब बिस्तारै हामी टिम मार्फत भएर चाहिँ अब कसरी हुन्छ हामी सबै मिलेर चाहिँ गर्नेछौँ।
1: मै सबै जान्दछु भन्ने अहंकारीहरूको भिडमा टिमसँग डिस्कस गरेर भन्छु भन्नाले मन्त्रीहरूप्रति सम्मान घट्ने भन्दा पनि अझै बढ्दै जान्छ। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको 5 नम्बर बुदामा समाजको सोसल कन्स्ट्रक्टका कारण विभेद र अवसरबाट वञ्चित भएका दलित तथा अल्पसंख्यकहरूलाई राज्यको तर्फबाट औपचारिक रूपमा क्षमा याचना माग्दै, यानि कि सरकारले नै अफिसियली सरी भन्दै सुधार उन्मुख कार्यक्रम घोषणा गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 97 महिलाहरूको सुरक्षित आवत निम्ति निशुल्क ब्लू बस सेवा 7 प्रदेशमा शुरू गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 98 सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षा र लैङ्गिक हिंसा रोक्नका लागि सबै सवारी साधनमा सीसीटीभी र ड्यास क्याम जडान गर्ने तथा राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी प्रहरीसम्म तुरन्तै सूचना पुर्याउने व्यवस्था मिलाउने योजना 30 दिनभित्र कार्यान्वयन गर्ने भनिएको छ। यी सबै कुराहरूको कार्यान्वयन सीतावादीकै नेतृत्वमा यो मन्त्रालयले अरू मन्त्रालयहरूसँग पनि कोअर्डिनेट गरेर गर्नुपर्नेछ। अब मन्त्री हुनु कुनै सक्सेस स्टोरीको अन्त्य नभएर एउटा ठूलो जिम्मेवारीको शुरूआत हो। लाखौं मार्जिनलाइज महिला र बालबालिकाको आवाज अब उनको डेस्कमा पुगेको छ। समयले नै प्रमाणित गर्छ यो जिम्मेवारी उनको लागि एउटा कार्यदक्षता देखाउने अपर्च्युनिटी बन्छ कि प्रशासनिक अल्झन भित्रको एउटा जटिल चुनौती। गणेश पौडेल कास्की निर्वाचन क्षेत्र नम्बर 2 विजय भएका राष्ट्रपाका गणेश पौडेलले विजय हुने बित्तिकै सामाजिक सञ्जालमा अबको 5 वर्ष तपाईँ यानि कि भोटर्सले र आफूले नगर्ने काम भन्दै 13 बुदा सार्वजनिक गरे। हाम्रो समाजको प्राय हरेक सेक्टरमा भित्रसम्मै जरा गाडेर बसेको नेपोटिजम अनि फोर्सको थ्रु काम गर्ने गराउने खराब प्रविधिलाई औलाउँदै उनको 13 लिस्टले समग्रमा बोलेको कुरा थियो। पद, शक्ति वा सम्बन्धको दुरुपयोग गरेर कुनै पनि प्रकारको व्यक्तिगत फाइदा, अनियमितता वा गैर कानूनी काममा सहयोग नगर्ने र समानता, पारदर्शिता र न्यायको आधारमा मात्रै काम गर्ने। केही समय यता लेखक, साहित्यकार र अभियन्ताको परिचय बनाएर हिँडेका 46 गणेश पौडेलको खास नाम खड्गराज पौडेल हो। उनले आफ्नो पहिलो नोभल पैतालाबाट नेपाली साहित्यमा राम्रो पहिचान पनि बनाएका छन्। जसरी बालनले पछिल्लो समय आफ्नो ऱ्यापहरूमा सामाजिक अनि राजनीतिक विषयहरूलाई ठाउँ दिँदै आएका थिए अनि ट्रेडिसनल पोलिटिक्सलाई प्रश्न गर्दै आएका थिए, त्यसरी नै वैकल्पिक राजनीतिक धारका समर्थक गणेश पौडेलले पनि आफ्नो साहित्य मार्फत तिनै कुराहरू उठाउँदै आएका थिए। पोखरा महानगरपालिका 14 मजेरी पाटनमा जन्मिएका गणेशले ऱ्यान्डम रिडर्स सोसाइटी मार्फत पठन संस्कृतिको विकास गर्नेदेखि सरलिज्म लगायतका नयाँ धाराहरूको प्रयोग गर्दै कलम चलाउँछन्। गणेश पौडेल सामाजिक सञ्जालमा पनि निकै एक्टिभ छन् र समाजमा हुने भ्रष्टाचार, अनियमितता, विकृति, विसङ्गति विरुद्ध आवाज पनि उठाउँदै आएका छन्। अङ्ग्रेजी साहित्यमा स्नातक र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका उनीसँग 15 वर्षभन्दा बढीको शिक्षण पेसाको अनुभव छ। नेपालको पर्यटनको राजधानी जसरी हेरिने गरेको पोखराले आफ्नै ठाउँको सांसदलाई पर्यटन मन्त्रीको रूपमा पाएको छ। उनलाई बालनले लिड गरेको

कार्यपालिकामा पर्यटन तथा नागरिक उडान मन्त्रीको जिम्मेवारी दिएको छ। 2079 स्थानीय चुनावताका देशैभरि लौरो अभियान चलाउने मध्येका एक व्यक्ति गणेश पौडेल पनि हुन्। उनको र बालन बीचको आत्मीयता पनि यही दौरानबाट शुरू भएको थियो। लौरो चुनाव चिन्ह बोकेर बालनले काठमाडौँ महानगरपालिकाको मेयर पदमा जित्दै गर्दा गणेश पनि पोखरा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र लडेका थिए, तर उनी विजयी भने हुन सकेनन्। राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौं भन्ने नारासहित 79 स्थानीय चुनावमा होमिएका गणेशले हार बेहोरे पनि 2082 प्रतिनिधि सभा निर्वाचनमा विचारले जितौं चरित्रले टिकौं जस्ता नारा अघि सारेर विजयी भएका थिए। साहित्यदेखि समसामयिक विषयका गम्भीर बहसमा खुलेर तर्क राख्नेदेखि जस्तो सुकै परिस्थितिलाई पनि खित्का छाडेर हाँसी हाँसी स्वीकार्ने उनको बानीलाई समर्थकहरूले निकै मन पराएका छन्। तर उनको काँधमा आएको जिम्मेवारीलाई अब उनले कसरी स्वीकार्छन् त्यो भने हेर्नै पर्ने हुन्छ। किनकि नेपालको वान अफ द प्रमुख अर्थतन्त्रको मेरुदण्ड भनेकै नेपालको पर्यटन क्षेत्र हो, जसलाई पछिल्लो समय कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र राम्रो योजनाको अभावले शिथिल बनाएको छ। अरबौं लगानीमा बनेका पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको विवाददेखि हिमालय पर्यटनको अव्यवस्थित व्यवस्थापन र बढ्दो फोहोर जस्ता जटिल समस्याको रियालिस्टिक निकास अब उनले दिनुपर्ने हुन्छ। त्यस्तै 2013 एडीदेखि युरोपियन युनियनले नेपाली वायु सेवालाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था अझै कायम रहेको बेलामा गणेश पौडेलले हाम्रो उडान क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा कसरी प्रश्नको घेराबाट निकाल्छन् त्यो पनि अब उनीमै भर पर्छ। बालनले चुनाव ताका देश दौडाएको बेलामा उदयपुरलाई बाली जस्तो बनाउन सक्ने कुरा अनि स्विजरल्यान्डको बाउ जसरी बढी बालिकालाई स्थापित गर्ने कुरालाई मृत रूप दिन व्यवस्थित पर्यटन विकासका लागि एक महिनाभित्र कार्ययोजना खाका प्रस्तुत गर्ने जिम्मा पनि अब गणेश पौडेलले नै पाएका छन्। यसका निम्ति सरकारले सार्वजनिक गरेको शासकीय सुधारका निम्ति 100 कार्यसूचीमा केही बुदाहरू छन्। जस्तै बुदा नम्बर 72 उदयपुर, अछाम, बाजुरा, बढीमालिका, अपिमाल ट्रेकिङ रोड, दोर्दीमाल ट्रेकिङ रोड लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योजना खाका प्रस्तुत गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 73 नेपाललाई आरोग्य पर्यटन यानि कि पूर्व दर्शन, ध्यान, योग, आयुर्वेद लगायतको हब बनाउने र नेपाल वेलनेस इयर 2027 मनाउने भनिएको छ। यी सबै कुराको तयारी र कार्यान्वयन अब गणेश पौडेलकै हातमा छ। गीता चौधरी। चैत्र 12 गतेको सांसदहरूको शपथ ग्रहण समारोहमा एउटा निकै आश्चर्यको दृश्य देख्न पाइयो। परम्परागत वेशभूषामा सजिएर आफ्नो समुदायका संस्कृति र पहिचानको महत्व झल्काउँदै सांसदहरू भेला भएका थिए। त्यो दृश्य सुन्दर रङहरूको मिश्रण इन्द्रेणी भन्दा कम थिएन। तिनै रङहरू मध्ये एक थिइन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी गीता चौधरी। कानुनी तथा सामाजिक सेवा पृष्ठभूमि भएकी गीताको सोही स्वभाव भोलिपल्ट चैत्र 13 गते मन्त्रीको शपथ ग्रहण गर्ने क्रममा पनि पुनः देखिएको थियो। 33 वर्षीय गीता चौधरीलाई कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय सुम्पिएको छ। निम्न आय स्रोत भएको थारू कृषक परिवारमा जन्मिएकी गीता चौधरीको व्यक्तिगत जीवनलाई निहाल्दा हामीले केही महिना अगाडि निकालेको पूर्व सांसद शान्ता चौधरीको जीवनमा आधारित यो कमलरी कमैया प्रथाको भिडियोसँग केही कुराहरू मिल्न जान्छ। अब कमैया कमलरी प्रथालाई विस्तृतमा बुझ्नको लागि चाहिँ त्यही भिडियो पक्कै पनि हेर्नुहोला। तर कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 4 असैना घर भएकी गीता चौधरीले कुनै समय थारू समुदायको भित्रसम्म जरा गाडेर बसेको यो प्रथालाई नजिकबाट देखेकी छिन्। थारू समुदायमा कतिपय किशोरीहरू कमलरी बस्न गइरहेको वा बीचमै पढाइ छोड्न बाध्य भएको निकै मजाले अनुभूति गरेकी गीता चौधरी आफै चाहिँ कमलरी बस्न नपरे पनि उनका हजुरबा कमैया बसेका थिए। गीताको परिवारको आर्थिक पाटो निकै नाजुक थियो, तर परिवारमा शिक्षाले भने निकै ठूलो ठाउँ ओगाडेको थियो। जसअनुरूप ऋण काटेरै भए पनि गीताले मास्टर्स इन ल सम्मको अध्ययन सम्पन्न गरेकी छिन्। पछिल्लो समय युथ एडभोकेसी नेपालकी संस्थापक हुँदै सामाजिक न्यायको वकालत गर्ने गीताले कञ्चनपुर र आसपासका क्षेत्रमा 150 भन्दा बढी गरिब, दलित तथा सीमान्तकृत नागरिकलाई निशुल्क कानुनी सहायता प्रदान गरेकी छिन्। गीता चौधरीको राजनीतिक सक्रियता 62-63 को जनआन्दोलनबाट शुरू भएको थियो र आफ्नो विद्यार्थी जीवनमा उनी एमाले निकट विद्यार्थी संगठन अनेराष्ट्रियसँग आबद्ध पनि भएकी थिइन्। त्यस्तै 79 सालको निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उम्मेद्वार पनि बनेकी थिइन्। तर उनी चुनावमा जित निकाल्न भने सकिनन्। तर यो पटक राष्ट्रपतिको समानुपातिकबाट गीता चौधरी सांसद मात्र नभएर मन्त्री नै बनेकी छिन्। सड़कमा अधिकारको वकालत गर्दै हिँडेकी गीताको कानमा अब कृषि क्रान्ति गर्ने र वनसँग सम्बन्धित उद्योगको तीव्र विकास गर्ने जिम्मेवारी आएको छ। सरकारको 100 कार्यसूचीको बुदा नम्बर 90 उल्लेख भए अनुसार प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने, व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने कृषिलाई सोयल हेल्थ कार्ड,
तीन महिनाभित्र दिने अनि प्रमुख खाद्यान्न कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्याङ्कन सुनिश्चित गर्न उधारो कारोबारमा अधिकतम 25 दिनभित्र अनिवार्य

रुपियाँ भुक्तानी हुने र यदि समय अवधिभित्र भुक्तानी नभए ब्याज सहित भुक्तानी गर्ने भन्ने व्यवस्थालाई अब कसरी कार्यान्वयन गरिन्छ त्यो हेर्नै पर्ने हुन्छ। देवस कृषि क्रान्तिको सुरुवात यसैबाट हुन सक्छ। वर्तमान बालेनको नेतृत्वमा गठन भएको सरकारले आगामी 5 वर्षभित्र नेपालको अर्थतन्त्रलाई $100 बिलियन पुर्याउने महत्वाकांक्षी लक्ष्य राख्दै गर्दा गीता चौधरीले लिड गरेको वन र कृषि मन्त्रालयले कस्तो रोल प्ले गर्छ त्यो अब विस्तारै थाहा हुँदै जाने नै छ। निशा मेहता प्रधानमन्त्री बालेन्द्र शाहको 15 सदस्यीय मन्त्री परिषदमा रहेका 5 जना महिला मन्त्रीहरू मध्ये निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका पाएकी छिन्। उनले पार्लियामेन्ट्री सर्टिफिकेट पाएपछि भावुक हुँदै भने यो भारी जिम्मेवारी केवल मेरो व्यक्तिगत सफलता होइन बल्कि समाजसेवा पेसागत अनुभव र राजनीतिक धैर्यताको संगम हो। तर आखिर उनी को हुन् त? विगत 15 वर्षदेखि नर्सिङ पेसामा आबद्ध भएकी निशा मेहताले इन्डियाबाट नर्सिङमा मास्टर्स गरे पछाडि बीपी कोइराला इन्स्टिट्युट अफ हेल्थ एन्ड साइन्सेस धरानमा 3 वर्ष काम गरिन्। त्यसपछि उनी अहिले विराटनगरको विराट मेडिकल टिचिङ हस्पिटलमा नर्सिङ पढाउँदै थिइन्। यसरी वार्डमा बिरामीको सेवादेखि हस्पिटल म्यानेजमेन्टसम्मको फ्रन्टलाइन एक्सपिरियन्सले नै सम्भवतः उनलाई स्वास्थ्य मन्त्रालयमा छिर्ने ठाउँ बनाएको हुन सक्छ। यसै अनुरूप स्वास्थ्य क्षेत्रमा भएका ग्याप र मधेसी महिलाको समस्याहरूलाई उनले धेरै नजिकबाट देखेकी छिन्। सुनसरी जिल्ला इन्नरवाकी बासिन्दा निशा राष्ट्रपाको स्थापनासँगै यसको मेम्बर बनेकी थिइन्। पछिल्लो निर्वाचनको प्रतिनिधि सभामा पुग्न नसके पनि यसपालि महिला क्लस्टरबाट उनी समानुपातिक सांसद बनिन्। उनको नियुक्तिको एउटा मुख्य कारण चाहिँ प्रोफेसनल एक्सपर्टिजसँगै मधेसी समुदायको मजबुत प्रतिनिधित्व हुन सक्ने देखिन्छ। सरकारले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा स्वास्थ्य क्षेत्रका सुधारका निम्ति बुदा नम्बर 85 योजनाहरू राखिएको छ, जसमा सबैभन्दा महत्वपूर्ण योजना भनेको चाहिँ विपन्न असहाय तथा व्यवहारिक बिरामीका निम्ति गभर्नमेन्ट र प्राइभेट हस्पिटलमा कम्तीमा 10% बेड उपलब्ध गराउने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्ने भनिएको छ। त्यस्तै सुदूरपश्चिम अनि मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाको लागि एयर एम्बुलेन्स स्ट्यान्ड बाई राख्ने भनिएको छ। अनि अबको 3 महिनाभित्र डिजिटल पेसेन्ट रेकर्ड सिस्टम तयार पारी बिरामीको फाइल बोकी धाउने झन्झटलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ। सरकारले इन्टिग्रेटेड सिस्टम ल्याउने भनेको छ, जसबाट नेपालभरिका हस्पिटललाई कम्प्युटरबाट एक अर्कासँग जोडिने भएको छ। यसो गर्दा तपाईँको मेडिकल हिस्ट्री अब जुनसुकै डक्टरले भने तुरुन्तै हेर्न मिल्छ। यो निर्णय एकदमै राम्रो देखिए पनि बिरामीका यस्ता गोप्य डेटालाई ह्याकरबाट जोगाउन र साइबर सेक्युरिटी निश्चित गर्नका निम्ति यो योजनाको मुख्य टेक्निकल चुनौती हुने देखिन्छ। अब मन्त्रीको सफल खाएपछि निशा मेहताको यो टिकटक भिडियो भाइरल भएको थियो।

अब यस्तो कुल अनि ग्राउन्ड रियालिटी नै बुझे कि एक नर्सले स्वास्थ्य मन्त्रालयको जिम्मा सम्हाल्नु नेपालको हेल्थ सिस्टमको लागि एउटा नयाँ आशा हुन सक्छ। बाँकी त अब काम हेर्ने हो। बालेन्द्र शाह नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ। 44 वर्ष अगाडि काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्तको रेज्युमे निकै फेसिनेटिङ छ। होटेल म्यानेजमेन्टदेखि डिजे अनि प्रोजेक्ट म्यानेजरदेखि सोसल एक्टिभिस्टसम्म उनले आफूलाई फरक फरक रूपमा राखेर टेस्ट गरेका छन्। ब्याचलर्स डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन पढेका श्रेष्ठले सुरुमा होटल र रेस्टुरेन्ट म्यानेजमेन्ट तथा विभिन्न डेभलपमेन्ट प्रोजेक्टहरूमा काम गरे। पछि 2072 भूकम्प पश्चात उनी सोसल वर्कतिर एक्टिभली लाग्न थाले। त्यसपछि उनीले फोर्स नेपाल स्थापना गरेर वान ट्री माई रेस्पोन्सिबिलिटी जस्ता इन्भाइरोमेन्ट क्याम्पेनहरू लिड गरे, जसले उनको ग्रास रुट इन्गेजमेन्टलाई मजबुत बनायो। राष्ट्रपतिका विराज भक्त श्रेष्ठले 2082 आम निर्वाचनमा काठमाडौँ 8 24,592 मत ल्याइ सहज जित हासिल गरे। उनको राजनीतिक यात्रा परम्परागत दलहरूबाट नभएर केही समय अगाडिदेखि मौलाउँदै गरेको अल्टरनेटिभ पोलिटिक्सको आन्दोलनबाट सुरु भएको हो। आजभन्दा 9 वर्ष अगाडि उज्जवल थापाको विवेकशील नेपाली दल, जसले ट्रान्सप्यारेन्सी, गुड गभर्नेन्स अनि एन्टी करप्सन एजेन्डालाई अगाडि बढायो, त्यही धरातलबाट राष्ट्रिय राजनीतिमा उनको उदय भएको थियो। यसरी अल्टरनेटिभ पोलिटिक्स, सिभिक एक्टिभिजम र संसदीय भूमिकाद्वारा पहिचान कमाएका श्रेष्ठ 2074 समानुपातिक मेम्बर भएर बागमती प्रदेश सभा पुगेका थिए। त्यसै गरी 79 चुनावमा पनि काठमाडौँ 8 विजयी भएर राज्यसभाबाटै उनी प्रतिनिधि सभा सदस्य भएका थिए। 2080 माओवादीसँगको गठबन्धन सरकारमा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा राष्ट्रसभा पनि सरकारमा गएको थियो, जहाँ विराज भक्त युवा तथा खेलकुद मन्त्री बनेका थिए, तर जम्मा 4 महिना 10 दिनको छोटो समयका लागि मात्र। अब त्यो छोटो कार्यकालमा उनको नेतृत्वमा ठूलो परिवर्तन त देखिएन।

तर स्पोर्ट्स इन्फ्रास्ट्रक्चर, इन्फ्रास्ट्रक्चर र पेरिस ओलम्पिक तयारी जस्ता मुद्दाहरूमा छलफल र सक्रियता बढेको देखियो। अब स्पोर्ट्स मिनिस्ट्रीबाट सिधै ऊर्जा मन्त्रालय, यो एकदमै ठुलो सिफ्ट हो। खासमा यो मन्त्रालयमा सागर ढकालको चर्चा थियो, तर विराज भक्त नै मन्त्री भएपछि सागर ढकालले पनि विराज भक्तलाई भेटेर आफूले जानेको कुरा सक्दो सहयोग गर्ने भनेका छन्। उनले लेखेका छन्, देश कायापलट हुनुभन्दा अघि ऊर्जाको जग बलियो हुनुपर्छ, चाहे त्यो चीन होस् वा परिवर्तन हुँदै गएको इथियोपिया। ऊर्जा तथा जलस्रोत मन्त्रालयले पुरै देशको कायापलट गर्न सक्छ। म आफै बन्छु वा बन्दिन त्यो ठुलो कुरा होइन, तर देश बन्नुपर्छ। आज करिब दुई घण्टा मेरो लामो समयदेखिको साथी विराज दाईलाई आफूले जानेको कुरा राखे र सकेको सहयोग गर्नेछु। राजनीतिमा यस अगाडिदेखि नै अहंकार र घमण्डलाई साइडमा राखी एकअर्कालाई सहयोग गर्छौ भन्ने प्रतिबद्धता जनाउनु एकदमै नयाँ प्रयास हो। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्य सूचीमा विराज भक्त श्रेष्ठको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका निम्ति बुदा नम्बर 74 केही कुराहरू उल्लेख गरिएको छ। जस्तै एक महिनाभित्र इनर्जी एक्सपोर्ट स्ट्राटेजी फाइनलाइज गर्ने, 180 डेज मेन्डेट भित्र पेन्डिङ विद्युत खरिद सम्झौता पीपीए तथा लाइसेन्सिङको बोटलनेकलाई एड्रेस गर्ने, विद्युत निर्यातलाई पिक टाइम प्राइसिङ मार्केटमा फोकस गर्ने, नेपाल विद्युत प्राधिकरणको स्ट्रक्चरल रिफर्म रोडम्याप लागू गर्ने र ऊर्जामा क्यापिटल इन्फ्लो बढाउन मल्टी डाइमेन्सनल फाइनेन्सियल स्ट्रक्चरको आधार तयार गरी यो सेक्टरलाई इकोनोमिक ब्याकबोनको रूपमा विकास गर्ने भनिएको छ। त्यस्तै गरी बुदा नम्बर 75 खानेपानी र सरसफाई क्षेत्रभित्र विभिन्न निकायहरू बीच समन्वयको कमी छ, जसलाई सुधार्न प्रधानमन्त्री र मन्त्री परिषदको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभागलाई सम्मिलित गरेर एकीकृत संरचना बनाउने योजना राखिएको छ। यसको लागि एक उच्च स्तरीय एकीकृत खानेपानी समन्वय टास्क फोर्स गठन गर्ने भनिएको छ। त्यस्तै पोखरा स्थित फेवाताल नजिकको अतिक्रमण हटाउने र शहरी विकास विधेयक र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक सदनमा पेश गर्ने भनिएको छ। अब परम्परागत राजनीति भन्दा फरक पृष्ठभूमिबाट आएका विराज भक्तको फरक दृष्टिकोणले नेपालको ऊर्जा क्षेत्रमा कस्तो इम्प्याक्ट पर्छ त्यो भने प्रतीक्षाको विषय नै भनेको छ। दीपक कुमार शाह, श्रम रोजगार र सामाजिक सुरक्षा मन्त्रालय। हरेक दिन 2000 भन्दा बढी युवाहरू विदेशतिर मोडिने हाम्रो देशमा यो मन्त्रालय भनेको केवल एउटा कार्यालय मात्र होइन, यो हजारौंको भविष्यसँग जोडिएको ठाउँ हो। र आज यही महत्वपूर्ण मन्त्रालयको कमाण्ड सम्हाल्न आइपुगेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका 34 वर्षीय नेता दीपक कुमार शाह। महोत्तरी 2 विजयी भएका दीपक कुमार शाहले 19 पटक मन्त्री बनेका शरद सिंह भण्डारीलाई झन्नै 3 मतान्तरले पराजित गरेका थिए। उनको ब्याकग्राउन्ड हेर्ने हो भने उनको एक्सपर्टिज खासमा पब्लिक हेल्थको क्षेत्रमा देखिन्छ। उनले त्रिभुवन युनिभर्सिटीको इन्स्टिट्युट अफ मेडिसिनबाट ब्याचलर्स अफ अप्टोमेट्रीमा स्नातक गरेका छन्। त्यसपछि बेलायतको सरकारले कम्पिटिसनको आधारमा प्रदान गर्ने चिमनिङ स्कलरसिप पाएर उनी मास्टर्स गर्न युके गएका थिए। बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनबाट गत साल मात्र पब्लिक हेल्थमा मास्टर्स गरेका उनी नेपाल फर्किएका थिए। यही बीचमा उनले वर्ल्ड हेल्थ अर्गनाइजेसन डब्ल्युएचओ र एफएचआई 360 जस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर नेपालका निम्ति काम पनि गरेका छन्। अब यसरी पब्लिक हेल्थको पृष्ठभूमिबाट भएकाले श्रम नीति, विदेशी रोजगार, द्विपक्षीय सम्झौता जस्ता क्षेत्रमा उनको पूर्व संलग्नता खासै देखिँदैन। तर महत्वपूर्ण पक्ष चाहिँ के छ भने दीपक कुमार शाह त्यही महोत्तरी 2 आएका छन् जहाँको घर घरबाट युवाहरू रोजगारीको लागि विदेश हुनुपर्ने बाध्यता छ। महोत्तरी, सर्लाही र रौतहट जस्ता जिल्लाहरूबाट नै नेपालको सबैभन्दा ठूलो संख्यामा युवाहरू खाडी जान्छन् अनि कति त बाकासमै फर्किन्छन्। सो यो हिसाबमा शाहको नियुक्ति सिम्बोलिक रूपमा निकै बलियो छ। उनलाई आफ्नो समुदायको त्यो पीडा मजाले थाहा छ, तर चुनौती पनि कम छैन। लेबर एडमिनिस्ट्रेसन एक्सपर्ट पूर्ण चन्द्र भट्टराईका अनुसार हामीसँग पोलिसी र प्लानको कमी छैन, असली परीक्षा त्यसको कार्यान्वयनमा हुन्छ। मन्त्रालय सम्हालेकै दिनदेखि दीपक कुमार शाहले सक्रिय रूपमा काम शुरू गरेका छन्। श्रम मन्त्रालयले विदेशी रोजगार विभागलाई टोकन सिस्टम ब्यान गरेर सेम डे लेबर एप्रुभल दिने निर्देशन दिएको छ, अर्थात आवेदन गरेको दिन नै श्रम पास जारी हुने व्यवस्था लागू भएको छ। साथै मिनिस्टर शाहले प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङको पाठ्यक्रममा आधारित अडियो भिजुअल सामग्री तयार गरी डिजिटल रूपमा विदेश जाने कर्मीहरूलाई उपलब्ध गर्ने निर्देशन पनि दिइसकेका छन्। यसै गरी अब सबै प्रवासी कर्मीहरूलाई कन्ट्रिब्युसन बेस्ड सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा नामबद्ध गर्ने कठोर नीति पनि लागू गर्ने घोषणा गरिएको छ। त्यस्तै सरकारको नवघोषित 100 बुधे कार्यसूचीको 6 विक्रमसम्म 2082 जेएनडी आन्दोलनमा पारिएका शहीद परिवार र घाइतेहरूलाई उनीहरूको योग्यता अनुसार 100 रोजगारी, सिप र मनोवैज्ञानिक सहायता सहितको पुनर्स्थापना प्याकेज दिने नीति सार्वजनिक गरिएको छ। त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गतको सिटी

सिटी, मिनिस्ट्री अफ लेबर इम्प्लोयमेन्ट एन्ड सोसल सेक्युरिटी अन्तर्गतको सिक विकास संस्था र उद्योग मन्त्रालयको व्यवसाय विकास संस्थानलाई इन्टिग्रेट गरी 60 दिनभित्र रोजगार सेवा केन्द्रहरूलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गर्ने योजना पनि राखिएको छ। यो चिजमा पनि उनले नै कोअर्डिनेट गर्नुपर्ने हुन्छ। त्यस्तै अहिले मिडल इस्टमा भइरहेको वारका कारण हाम्रा नेपाली दाजुभाइहरूको जीव धनको सुरक्षा गर्नेदेखि उनीहरूलाई नेपालमा ल्याउनु परेको खण्डमा उनीहरूका निम्ति रिहेबिलिटेसन प्याकेज ल्याउने सम्मका कामहरू पनि अब अन्य मन्त्रालयहरूसँग कोअर्डिनेट गरेर मन्त्रीशाले नै गर्नुपर्ने हुन्छ। विदेश पठाइदिने नाममा हुने ठगीदेखि सिप विकासका कार्यक्रमहरू उनकै मन्त्रालयभित्र पर्छन्। तसर्थ यी सबैको काममा शाहको भूमिका के रहन्छ त्यो समयले नै देखाउँछ। तर तुरुन्तै चाहिँ मन्त्रीशाले आफूमाथि लागेका यस्ता आरोपहरूको खण्डन गर्नुपर्ने भएको छ। शिशिर खनाल, बालेन्द्र शाह नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेका शिशिर खनाल 3 वर्ष अगाडि शिक्षा मन्त्री थिए। यसअघिको निर्वाचनमा पनि काठमाडौँ 6 विजयी भएका शिशिर खनाल माघ 3, 2079 पुष्पकमल दाहाल प्रचण्डको सरकारमा राष्ट्रपा पनि सामेल हुँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। तर राष्ट्रपा अध्यक्ष रवि लामी छानेको नागरिकता विवादपछि उत्पन्न भएको राजनीतिक अस्थिरताले गर्दा माघ 22 राष्ट्रपाका सबै मन्त्रीहरूले राजीनामा दिन्छन्, जसले गर्दा पद सम्हालेको केवल 19 दिनमै खनालले पनि मन्त्री पद छाड्नु परेको थियो। यो चुनावमा पनि काठमाडौँ 6 विजयी भएका खनालले यो पटक अझ महत्वपूर्ण जिम्मेवारी बोकी परराष्ट्र मन्त्रीको रूपमा फर्किएका छन्। शिशिर खनालले त्रिचन्द्र क्याम्पसमा इन्टरमिडिएटको पढाइ सकेर अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट पब्लिक अफेयर्समा मास्टर्स गरेका छन्। साथसाथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको इन्टरनेसनल डिपार्टमेन्टको हेड पनि हुन्। त्यही अनुभवले नै उनलाई बालेन शाह क्याबिनेटमा ग्लोबल अफेयर सम्हाल्ने मौका दिएको हुन सक्छ। पद ग्रहण पश्चात शिशिर खनालले मिडल इस्टमा भइरहेको युद्धको कारण प्रभावित भएका नेपालीहरूको सुरक्षा उनको पहिलो प्राथमिकता हुने बताएका छन्। अब उनको कूटनीतिक तरिका कतिको कुशल छ त्यसको टेस्ट अहिले नै हुने देखिएको छ। सैबुदे कार्यसूचीमा परराष्ट्र मन्त्रालयले 2 डेडलाइन भित्र महत्वपूर्ण काम गर्नुपर्नेछ। पहिलो 7 दिनभित्र मिडल इस्टको संकटले नेपालको इकोनोमी र कामदारलाई पार्ने असर बारे डिटेल रिपोर्ट तयार पार्नुपर्ने र यो वारको असर नेपाल र नेपालीमा सकेसम्म कम पर्ने गरी सर्ट टर्म, मिड टर्म र लङ टर्म समाधानको उपायहरू खोज्नुपर्ने, अनि दोस्रो 30 दिनभित्र अन्तर्राष्ट्रिय संकटसँग लड्न एक मजबुत क्राइसिस म्यानेजमेन्ट नीति र रणनीति तयार गर्नुपर्ने। अब नेपाल जियो पोलिटिकली सेन्सिटिभ लोकेसनमा छ। जियो पोलिटिकली नेपाल जस्ता देशहरूलाई विश्वमा स्मल स्टेट भनिन्छ, त्यसैले यस्ता राष्ट्रहरूको चुनौती र अवसर दुवै हुन्छन्। सबैभन्दा ठूलो चुनौती भनेको भू राजनीतिक दबाव हो। भारत चीन जस्ता ठूला शक्तिशाली देशहरूको बीचको सन्तुलन कायम गर्नुपर्ने अवस्था, त्यस्तै पश्चिमी देशको प्रभाव पनि बढ्दो छ, जसले विकासमा अवसर ल्याए पनि कहिलेकाहीँ नीतिगत निर्भरता र सांस्कृतिक प्रभावको चुनौती पनि सिर्जना गर्छ। आर्थिक रूपमा सीमित उद्योग, वैदेशिक रोजगारीमा निर्भरता र ग्रान्ट्सहरूमा भर पर्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउन सक्छ, तर यही कुराहरू अवसर पनि बन्न सक्छन्। नेपालले आफ्नो भौगोलिक अवस्थालाई ब्रिज इकोनोमीको रूपमा प्रयोग गर्दै भारत र चीन बीच ट्रान्जिट र व्यापार हब बन्न सक्छ। निज डिप्लोमेसी मार्फत नेपालले आफ्नै विशिष्ट पहिचान, जस्तै शान्ति प्रक्रिया, जलवायु परिवर्तन अथवा एभरेस्ट र बुद्ध भूमि जस्ता चीजहरूलाई विश्व मञ्चमा बलियो रूपमा प्रस्तुत गर्न सक्छ। साथै ग्रान्ट्स र अन्तर्राष्ट्रिय सहयोगलाई पनि रणनीतिक प्रयोग गरियो भने पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो फाइदा हुन सक्छ। त्यसैले छिमेकी राष्ट्रहरूसँगको इकोनोमिक डिप्लोमेसीदेखि लिएर गल्फको क्राइसिस म्यानेजमेन्टसम्म शिशिर खनालको जिम्मेवारी धेरै ठूलो छ। अन्तर्राष्ट्रिय जगतमा पुरै नेपालको छविलाई उनैले लिड गर्नुपर्नेछ। अब हेरौँ उनको पर्फर्मेन्स कस्तो रहला त। सुनिल लम्साल, सुनिल लम्साल र बालेनको ब्रोमान्स त हामीले यस अगाडिको भिडियोमा थोर बहुत देखाइ नै हाल्यौं। इन्डियामा मास्टर्स इन स्ट्रक्चरल इन्जिनियरिङ गर्दै गर्दादेखिका साथी हुन् सुनिल र बालेन। उनीहरूको दुबईको एकाडेमिक स्टाटस पनि उस्तै छ। बालेन जस्तै सुनिलले पनि एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ गरेका छन् र अहिले काठमाडौँ युनिभर्सिटीमा सोलिड वेस्ट म्यानेजमेन्टमा पीएचडी पनि गर्दैछन्। 35 वर्षीय इन्जिनियर सुनिल लम्सालको इन्स्टाग्राम प्रोफाइलको हाइलाइट हेर्ने हो भने यस्ता इन्जिनियरिङसँग सम्बन्धित इक्वेसन्स र फर्मुलाहरू भेटिन्छन्। हाम्रो देशको मन्त्रीमण्डलमा मन्त्रालयसँग सम्बन्धित एक्सपर्ट्सहरूले मन्त्रालयको लिड बिरलै गरेको पाइन्छ। वर्षौंदेखिको यही ग्याप फिल गर्दै स्ट्रक्चरल इन्जिनियर सुनिल लम्सालले बालेन नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको लिड गर्ने मौका पाएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मिएका अनि पछिल्लो 2 दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा रहेका सुनिलले भैरवाको गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट, पोखराको इन्टरनेसनल एयरपोर्ट अनि विराटनगर एयरपोर्ट जस्ता राष्ट्रिय स्तरका प्रोजेक्टहरूमा काम गरिसकेका छन्। हिस्टोरिकल सिंहदरबारको रिकन्स्ट्रक्सन गर्ने प्रोजेक्टमा पनि सुनिलको डाइरेक्ट इन्भल्भमेन्ट थियो। त्यसै बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सुनिल पूर्वाधार एवं वातावरण विज्ञका रूपमा बालेनसँगै कार्यरत पनि थिए। सोही क्रममा एकपटक बालेनले सुनिल लम्सालाई धन्यवाद दिँदै कपनको खोला खोल्न एकदमै प्रमुख भूमिका निभाउने इन्जिनियर सुनिल लम्सालाई धन्यवाद भनेर पोस्ट पनि गरेका थिए। अब इन्डियाको निड मिना

इन्स्टिट्युट अफ टेक्नोलोजीमा बालनसँगै भेट भएदेखि सुनिल र बालन सँगसँगै जस्तै नै छन्। महानगरपालिकासँग मिलेर काम गर्ने दौरानमा नै सुनिललाई स्थानीय सरकारको राम्रो एक्सपोजर मिलेको थियो। उनले नेपालको पोलिटिक्सलाई मजाले अनुभव गर्ने मौका पाएका थिए। तर उनको राजनीति प्रति चासो र झुकाव भने बालनसँग भेट हुनुभन्दा अगाडिदेखि नै थियो। लुम्बिनी इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ गर्दै गर्दा उनले एमालेको विद्यार्थी संगठन अन्तर्राष्ट्रिय भूमा निकै एक्टिभ भएर काम गरेका थिए। तर जे होस्, अहिले राष्ट्रपाको महामन्त्री र भौतिक पूर्वाधार मन्त्रालय लिड गर्ने मौका पाएका सुनिल लम्सालको काँधमा ठूलो जिम्मेवारी छ। डेभलपमेन्ट फोकस मन्त्रालयहरू मध्ये भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा धेरै नेसनल बजेट पाउने गरेको अवस्थामा वर्षौंदेखि अलपत्र परेका रोड अनि पुल जस्ता पूर्वाधारहरूलाई समयमै सक्नेदेखि ट्रान्सपोर्ट सेक्टरमा हुने गरेको सिन्डिकेटलाई अन्त्य गर्दै सार्वजनिक यातायातमा सर्वसाधारणले खेप्नु परेको शास्ति, रोड एक्सिडेन्टहरू मिनिमाइज गर्ने लगायतका कैयौं च्यालेन्जेसहरू उनले अब फेस गर्नुपर्ने हुन्छ र निकास दिनुपर्ने हुन्छ। हाई एक्सपेक्टेसन राखेर हेरिएका सुनिल लम्सालले महानगरपालिकामा हुँदा बालनसँग मिलेर गर्न खोजेको सोलिड वेस्ट म्यानेजमेन्ट र स्मार्ट सिटी जस्ता परियोजनाहरूलाई पनि अब उनले कसरी अगाडि बढाउँछन् त्यो पनि हेर्न सबैजना उत्सुक छौं। किनभने बालन सरकारले सार्वजनिक गरेको 100 कार्यसूचीको 77 नम्बरको बुदाले शहरी विकास विधेयक र फोहोर मैला व्यवस्था सम्बन्धी विधेयक 2 महिनाभित्र मन्त्री परिषद समक्ष पेश गर्नुपर्ने भनेर भनेको छ। सुदन गुरुङ। यो भिडियो सुदन गुरुङले राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पदको शपथ गर्ने पछाडि सिंहदरबार प्रस्थान गर्नु अगाडिको हो। गाडी रोकेर सुदन समर्थकहरूलाई हात जोडेर नमस्कार गर्दैछन्, अनि यताबाट समर्थकहरूले चाहिँ भ्रष्टाचारीहरूलाई जेल हाल भन्दै विश्वप्लक सुदन भन्दैछन्। जेएनयू आन्दोलनको प्रमुख माग मध्ये भ्रष्टाचार रहित प्रणाली र सुशासनको कार्यान्वयन गर्ने बालन नेतृत्वको सरकारले सुदन गुरुङलाई आफ्नो प्रमुख हतियारको रूपमा अघि सार्दै गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो। सायद गृह मन्त्रीमा सुदन गुरुङको नियुक्ति हुन्छ भन्ने कसैले पनि आकलन गरेकै थिएनन् होला। उनी गृह मन्त्री बन्ने भनेर घोषणा भएपछि एकछिन त उनी मिमकै पात्र बने। उनका पुराना भिडियोजहरू सहित यस्तो मान्छेलाई गृह मन्त्री बनाउने हो भन्न थालियो। तर यो सिलसिला 24 घण्टा पनि टिकेन। नायक फिल्मको शैलीमा 24 घण्टा नबित्दै सुदन गुरुङकै नेतृत्वमा भाद्र 23 र 24 का दुई मुख्य आरोपीहरू पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुलिसले पक्राउ गर्यो। सुदनको कामको यो त केवल शुरूआत मात्र थियो। त्यस पछाडि हरेक दिन नै नेपाल प्रहरीले कोही न कोही हाई प्रोफाइललाई समातिरहेको छ। एमालेकी प्रदेश सांसद रेखा शर्मा, पूर्व ऊर्जा मन्त्री कंग्रेसका दीपक खड्का अनि जेएनयू आन्दोलनकै क्रममा रहेका काठमाडौँका सिडिओलाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अब आजभन्दा 6 महिना अघिसम्म सुदन गुरुङ केवल एउटा सोसल एक्टिभिस्ट मात्र थिए। कुनै समय इभेन्ट म्यानेजमेन्ट गर्ने अनि डिजेको रूपमा पनि काम गर्ने सुदन 2072 सालको भूकम्प पछाडि निरन्तर सामाजिक कार्यमा व्यस्त भए। कहिले भूकम्प पीडितलाई राहत वितरण गर्ने अनि कहिले कोभिड क्राइसिसको बेला अक्सिजन सिलिन्डर अनि भ्याक्सिन डेलिभर गर्ने। सुदन अग्रपन्थीमै रहेर मानवीय कार्यमा लडि नै रहे। सोही कार्यलाई निरन्तरता दिँदै सुदन र उनको हामी नेपाल टिम भाद्र 23 गतेको जेएनयू आन्दोलनमा भोलिन्टियरको रूपमा माइतीघर पुगेको थियो र यहीबाट सुदन गुरुङको जीवनले कहिले पनि नसोचेको मोड लिन पुग्यो। सामाजिक अभियन्ताबाट सुदन त्यसपछि प्रतिनिधि सभाको उम्मेद्वार नै बन्छन् र गोर्खा एकबाट भारी मतान्तरले विजय हुन्छन्। खासमा जेएनयू आन्दोलनपछि आन्दोलनको लिडरको भ्याकुम देखिएर आन्दोलनको अस्तित्व नै मेटाउन खोज्ने कार्य हुँदै गर्दा आन्दोलनको मर्मलाई जीवित राख्दै अन्तिमसम्म कहिले सेनापति त कहिले राष्ट्रपतिलाई निकास दिनका निम्ति दबाब दिइरहने सुदन नै थिए। अनि यता निर्वाचन अघिसम्मै रवि बालेन अनि कुलमानलाई जसरी पनि मिलाउनु पर्छ, नयाँ शक्तिहरू एक ठाउँ आउनुपर्छ भन्दै अन्तिमसम्म लागि पर्ने पनि सुदन नै थिए। यसरी कोही पनि भ्रष्टाचारीलाई छोड्दिन, गोली हान्ने जति कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन भन्ने सुदन गुरुङ अब छोड्ने कि नछोड्ने निर्णय गर्ने ठाउँमा आफै पुगेका छन् र यही कुराको दलको गृहमन्त्री भएको दिनबाट नै दिन पनि थालेका छन्। अब सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गतको 43 नम्बरको बुदामा उल्लेख भए अनुसार दुईटा चरणमा 48 सालदेखि अहिलेसम्म सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने कुरा सुदन गुरुङको लिडरसिपमा कसरी अगाडि बढ्छ त्यो हेर्नै पर्ने हुन्छ। अनि त्यसलाई पनि यो 100 कार्यसूचीमा परेका धेरै जसो काम चाहिँ गृह मन्त्रालय अन्तर्गत नै पर्ने भएकाले सायद यो 3 मिनटको उनको इन्ट्रोडक्सन भिडियो सुदनका निम्ति छोटो हुन सक्छ। त्यसैले हामी सुदन गुरुङको डिजेदेखि मन्त्रीसम्मको यात्रा र अब उनले गर्नै पर्ने कामहरू बारेमा एउटा अझै अर्को डिटेल भिडियो बनाउने नै छौ, प्रतीक्षा गर्नुहोला। सोभिता गौतम। बालन शाहको क्याबिनेटमा कानून, न्याय र संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेकी सोभिता गौतम अहिले मात्र 30 वर्ष पुगिन्। 17 जुन 1995 दोलखाको तामाकुसी गाउँपालिकामा जन्मिएकी सोभिता पहाड़को बिजुली नपुगेको ठाउँबाट आफ्नो यात्रा शुरू गर्दै आज कानूनको नीति नियम बनाउने कानून मन्त्रालय लिड गर्ने ठाउँमा पुगेकी छिन्।
यो निर्वाचनमा भरतपुरकी पूर्व मेयर रेणु दाहाललाई चितवन तीनमा भारी मतले पराजित गर्दै सविताले आफ्नो दोस्रो संसदीय कार्यकाल शुरू गरेकी हुन्। 2079 को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 2 बाट मात्र 27 वर्षको उमेरमा जितेर उनी प्रत्यक्ष निर्वाचनबाट जित्ने सबैभन्दा कम उमेरकी संघीय सांसद बनेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एकदमै प्रभावकारी सांसदको रूपमा छवि बनाएकी सुविधाले कन्स्टिट्युसनल काउन्सिल एक्ट, एन्टी करप्सन एक्ट, भूमि सुधारको विषय लगायत शिक्षा, स्वास्थ्य र नागरिक उद्योग क्षेत्रका अनेक मुद्दाहरू उठाएकी थिइन् अनि यी सबै कुराहरूका बीचमा आफ्नो पढाइ पनि कन्टिन्यू गर्दै थिइन्। त्रिभुवन युनिभर्सिटीको नेसनल कलेजबाट बीए एलएलबी पूरा गरेकी सुविधा अहिले इन्टरनेसनल लमा एलएलएम पर्स्यू गर्दै छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार नामको स्वास्थ्य सम्बन्धी कार्यक्रम 4 वर्षसम्म होस्ट गरेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एमपी हुँदा सुवेजाले आफ्नो छवि राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुर्याउन सफल भएकी थिइन्। 2023 ग्लोबल प्लेटफर्म वान यङ वर्ल्डबाट पोलिटिसियन अफ द इयरमा परेकी सुविधा 2025 इन्टर पार्लियामेन्ट्री युनियन आइपीयूको 150 सभामा स्वास्थ्य समितिको सदस्यको रूपमा निर्वाचित पनि भएकी थिइन्। अब यो मन्त्री परिषदको पहिलो बैठकले पास गरेको 100 कार्यसूचीमा सुविधाको माता हातमा पर्ने थुप्रै जिम्मेवारीहरू छन्। सम्पत्ति छानबिन, भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना लगायत भ्रष्टाचार नियन्त्रणको कानूनी पक्षको सबै जिम्मा सुविधाकै माता हातमा पर्छन्। त्यस्तै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन कानूनी व्यवस्था, संघीय निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने, सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक 60 दिनभित्र तर्जुमा गर्ने अनि सार्वजनिक खरिद ऐन 30 दिनभित्र संशोधन गर्ने लगायतका कुराहरू कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत नै पर्छन्। अब यो सबै बीच कानून मन्त्रालयको पदभार ग्रहण गरेपछि सुविताले पछिल्लो समय बढ्दै गइरहेको बलात्कार अनि त्यसपछि हुने हत्या, यौन हिंसा र बच्चाहरूमाथि अपराध जस्ता गम्भीर मुद्दाहरू कानूनी दृष्टिकोणबाट कसरी समाधान गर्न सकिन्छ र अपराधीहरूलाई उचित सजाय अनि पीडितलाई चाहिने न्याय कसरी दिन सकिन्छ भन्ने कुरालाई आफूले प्राथमिकतामा राखेको कुरा सार्वजनिक गरेकी थिइन्। अब दोलहाको पहाड़बाट नेपाल टेलिभिजन, नेसनल कलेजबाट सांसद र अहिले चितवनबाट सिंहदरबार, सुविधाको यो यात्रा अब परीक्षाको असली चरणमा प्रवेश गरेको छ। प्रतिभा रावल 32 वर्षीय प्रतिभा रावललाई बालेन सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय सुम्पिएको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका 6 ऐठपुरमा जन्मिएकी प्रतिभाले 5 वर्षको कलिलो उमेरमै बुबालाई गुमाएपछि निकै दुःख, मेहनत र संघर्ष गरेर पढ्ने लेख्ने मौका पाएकी थिइन्। सोही मेहनतलाई यथावत राख्दै उनले साउथ एसियाकै प्रतिष्ठित एलियन कलेज अफ जर्नालिजमबाट पोस्ट ग्रेजुएट डिग्री पूरा गरिन्। राजनीतिमा होमिनु अघि प्रतिभा रावलको 1 दशक लामो पहिचान जर्नालिजमसँग जोडिएको थियो। साउथ एसिया चेक, रिपब्लिका डेली र ग्यालेक्सी फोके टेलिभिजन जस्ता प्रतिष्ठित संचार माध्यममा उनले काम गरेकी छिन्। ग्यालेक्सी फोकेमा भने उनी रमेश प्रसाईले चलाउने गरेको सो लाल मोहरको प्रोड्युसर छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएबाट नै पार्टीमा सक्रिय प्रतिभाले पार्टी सभापति रवि लामिछाने योभन्दा अघिल्लो पटक होम मिनिस्टर भएको बेला उनको सचिवालयमा बसेर काम गरेकी थिइन्। रवि लामिछानेले उनलाई पर्दा पछिको योद्धा भनेर सम्बोधन नै गरेका थिए। अब अहिले तिनै योद्धा प्रतिभा रावलको काँधमा देशको समग्र निजामती कर्मचारीको व्यवस्थापन र संघीय, प्रदेशीय र स्थानीय गरी तिनै तहका सरकारबीचको समन्वयनको जिम्मेवारी छ। सामान्य प्रशासन मन्त्रालय भनेको सरकारी कर्मचारीको नियुक्ति, स्थानान्तरण र अनुशासनात्मक कारवाही सम्हाल्ने केन्द्रीय निकाय हो। अर्थात् पुरै ब्युरोक्रेसीको डिरेक्सन नै यही मन्त्रालयबाट निर्धारित हुन्छ। देशमा संघीय प्रणाली लागू भएको लगभग 1 दशक बितिसक्यो, तर अझै पनि नागरिक केन्द्रित प्रशासन मजबुत नभएको बेलामा प्रतिभा रावलको नेतृत्वमाथि विभिन्न तहका सरकार बीचको समन्वय र सार्वजनिक सेवाको स्पष्ट फ्लो प्रदान गर्नुपर्ने च्यालेन्ज छ। अर्को भाषामा भन्ने हो भने बालेन नेतृत्वको सरकारमा ब्युरोक्रेसीले कस्तो पर्फर्म गर्छ, केही हदसम्म त्यो प्रतिभा रावलकै हातमा छ। सरकारको नयाँ कार्यसूची अनुसार बुदा नम्बर 12 प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने भनेर भनिएको छ। अर्थात् दलगत दबाव हटाउने, दलीय ट्रेड युनियनहरू खारेज गर्ने र अनुशासन उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने। अब यसको लागि कानूनी पक्ष, संघीय निजामती सेवा विधेयक कानून मन्त्रालयको तर्फबाट आए तापनि नेतृत्व भने प्रतिभा रावलले नै गर्नुपर्ने हुन्छ। त्यस्तै बुदा नम्बर 91 भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूको समस्या समाधान गर्न डिजिटल रेकर्ड तयार गर्ने नीति प्रस्ताव गरिएको छ। यस अन्तर्गत 60 दिनभित्र दर्ता संग्रह र प्रमाणीकरण गर्ने र लगभग 1000 दिनभित्र समग्र समस्या समाधान गर्ने टाइमलाइन छ। त्यस्तै बुदा नम्बर 99 100 दिनभित्र सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया शुरू गर्ने भनिएको छ। यस्ता सहकारीसँग सम्बन्धित विषयहरू पनि अब उनकै माता हातमा छ।
रावल पार्टीभित्र विनम्र तर

0: तर्कपूर्ण भनेर चिनिन्थिन्। आफ्नो पहिलो नै संसदीय यात्रामा मन्त्री पनि भनेकी छिन्। अब पार्टीभित्रको उनको यो छवि मन्त्रीमण्डलमा पनि कायम हुन्छ कि हुँदैन, त्यो चाहिँ समयले नै बताउनेछ। आजभन्दा 3 महिना अगाडि पार्टी समायोजन सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोडिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्दै गर्नुहोस् डाक्टर साहब भनेका थिए।
1: र जुन उत्साहका साथ आज देशभर र विदेशमा उपस्थित रहेका नेपालीहरूले जुन अन्दाज राष्ट्रपाको यो विस्तारलाई लिएर जुन उत्साह देखाउनु भएको छ, यो उत्साहलाई हेरेर म यति चाहिँ भन्न सक्छु, डाक्टर सोडिम वाग्लेल यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्।
0: निर्वाचन अघि नै भनिएको यो कुरा नभन्दै सही साबित भयो र अर्थमन्त्रीमा दिनेश सोडी मार्गलेको नियुक्ति पनि भयो। बालनको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा कसले कुन मन्त्रालय लिड गर्छ भन्ने बारे अन्यल भइरहँदा सायद अर्थ मन्त्रालय एकमात्र यस्तो मन्त्रालय थियो जसको अनुमान सबैले लगाइसकेका थिए। लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर्स र हार्वर्डबाट मास्टर्स अनि अस्ट्रेलियन युनिभर्सिटीबाट इकोनोमिक्समा पिएचडी गरेका सोडी मार्गलेको अर्थतन्त्रमा चर्चा धेरै पहिलाबाट थियो। वासिङटन डिसीको वर्ल्ड ब्याङ्कमा सिनियर इकोनोमिस्ट रहेर डाक्टर वाग्लेसँग विश्वका 20 भन्दा धेरै देशको आर्थिक नीति बनाउने 15 वर्षको अनुभव छ। 2072 भूकम्पपछि डाक्टर वाग्लेले पीडीएनए यानि कि पोस्ट डिजास्टर निड्स एसेसमेन्टको को लिड गरे।
2: And the earthquake hit. Friends, did you remember the devastating earthquake? So that's when I was able to really test my own skills and networks and talent and what I could contribute to the country. And very proud of that time when we put together a post-disaster needs assessment in a record time, mobilizing like 200, 300, all the donors, development partners, did a very credible assessment of loss and damage as a result of the earthquake. 9,000 lives have been lost, but in terms of property, businesses affected, with quantity.
0: जसले गर्दा नेपाल पुनर्निर्माणको लागि लगभग 4 बिलियन US डलर विदेशबाट आएको थियो। राष्ट्रपतिका उपसभापति र हालका अर्थमन्त्री सोडिम वाग्लेको राजनीतिक यात्रा 30 वर्षसम्म नेपाली कंग्रेससँग आबद्ध भएर शुरू भएको थियो, जस दौरान उनले नेपाली कंग्रेसको अर्थनीतिमा पनि मुख्य भूमिका खेलेका थिए। तर जब उनले कंग्रेसभित्रको भ्रष्टाचारमाथि खुलेर बोल्न थाले, तब टप लिडरसिपलाई त्यो कुरा डाइजेस्ट गर्न गाह्रो भयो। अन्तत शेरबहादुर देउवा र आरजु राणाको पर्सनल ग्रिपका कारण सोडिम वाग्ले र नेपाली कंग्रेसको सम्बन्ध बिग्रियो।
2: So then I moved back to Nepal, and this time I thought, okay, now I would take the plunge into politics. But the party that I was close to denied me a ticket because I'm fairly vocal against corruption issues and the top leadership, which is totally corrupt and inept. They didn't like it, right? Mm-hmm. And others, they could probably co-opt, mm-hmm. buy off, threaten. With me, with all these international experiences, they probably thought, no, this guy can't be team.
0: कंग्रेस सहितले दाई भाउजू साला भतिजाको असक्षम गिरोहमा परिणत हुने क्रममा छ भनेर पार्टी त्याग गरेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा भनेका थिए। अब नेपाली कंग्रेसबाट अलगिए भए पछाडि उनले रवि लामिछानेको राष्ट्रपा प्रवेश गर्छन्। राष्ट्रपाको तर्फबाट तनहुँ एकमा उपनिर्वाचनमा अघिल्लो चोटि 34,911 र यो पटक 38,040 मत ल्याएर आफूलाई बौद्धिक वर्ग र जनमानसको विश्वास दुवैमा फिट गराउन उनी सफल भएका छन्। दुईचोटि संसद प्रवेश गरिसकेका वाग्लेले आफ्नो पहिलो कार्यकालमा बजेटमा हुने पोलिसी करप्सन र सेटिङमाथि निर्मम भएर प्रश्न गरेका थिए।
3: गत वर्षको बजेट निर्माण प्रक्रियामा निश्चित स्वार्थ समूहहरूको डिजाइनमा करका दरहरूको अवैज्ञानिक हेरफेर गरी अभूतपूर्व नीतिगत कब्जा र भ्रष्टाचार गरिएको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा नै दिनु परेको थियो। यस वर्ष त्यस्तो नहोस्, त्यो कलङ्क नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको छ। अर्थ समितिको पहिलो बैठकमा नै अर्थमन्त्रीसँग पोलिसी करप्सन बारे सवाल जवाफ भएकै हो। बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्याए जस्तो गरेर बैठक बसेर नियमावलीहरू नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगो झैं सल्किएको छ।
0: अब उनले नै तिनै भ्रष्टाचार र सेटिङ मुक्त गराएर विकास उन्मुख बजेट ल्याउनु पर्ने देखिएको छ। त्यति मात्र होइन, सय बुधे शासकीय सुधार अन्तर्गत बुधा नम्बर 78 अर्थ मन्त्रालयले 10 वर्षभन्दा धेरै समयदेखि इनएक्टिभ रहेका ब्याङ्क अकाउन्टहरूको पहिचान गर्ने र ती अकाउन्टमा रहेका रकमको कानूनी हकदार नभेटिएको खण्डमा 90 दिनभित्र त्यो पैसा सरकारी कोष यानि कि स्टेट ट्रेजरीमा ल्याई राष्ट्रिय हित र विकासमा प्रयोग गर्ने भनिएको छ। यो सँगसँगै निजी क्षेत्रको कन्फिडेन्स बनाउने र समग्र इकोनोमीलाई 5 वर्षभित्र 100 बिलियन डलर पुर्याउने महत्वाकांक्षी योजनामा उनी कति अघि बढ्न सक्छ।

0: बाट मेरो माइन्डभित्रबाट मैले कहिल्यै पनि कुनै पनि गलत गर्ने छुट छैन, कुनै गल्ती भयो भने ती शहीदहरूको शराब म माथि लाग्नेछ। मैले विषयमा एकदमै धेरै चिन्तित पनि छु र फोकस भएर काम पनि गर्नेछु।
1: विक्रम, तिमी सिन्हासँग 15 वर्षभन्दा धेरै मिडिया सेक्टरको अनुभव छ र लगभग 1 दशक अगाडि रेडियो सगरमाथामा प्रोड्युसर र प्रेजेन्टर भएर उनले काम गरेका थिए। नेपालमा मात्रै नभएर विक्रमले अस्ट्रेलियाको नेपाल एक्सप्रेसको एक्जिक्युटिभ एडिटर र साउथ एसिया .com जस्ता सिडनी बेस्ड मिडिया हाउसमा पनि एडिटर एडभाइजरको रूपमा पनि काम गरिसकेका छन्। संचार क्षेत्रको प्र्याक्टिकल अनुभव र ग्रिफिथ युनिभर्सिटी अफ अस्ट्रेलियाबाट जियो पोलिटिक्स र इन्टरनेसनल रिलेसनमा पीएचडी गरेका उनले गभर्नेन्स रिफर्म र क्लाइमेट पोलिसी जस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रेजेन्टेसन र रिसर्च पनि गरिसकेका छन्। संचार क्षेत्रको ग्राउन्ड रियालिटी र इन्टरनेसनल ट्रेन्ड बुझेका कारणले विक्रम इज अ गुड पिक फर कम्युनिकेसन मिनिस्टर भन्न सकिन्छ। एउटा रमाइलो संयोग चाहिँ के छ भने बालेन्साको क्याबिनेटमा शिक्षक र विद्यार्थी दुवैजना एउटै मन्त्रीमण्डलमा छन्। संचार मन्त्री विक्रम तिमिल सिन्हाले ट्युको ह्युमेनिटिज फ्याकल्टीमा मास्टर्स लेभललाई पब्लिक पोलिसी र एन्टी करप्सन पढाउँथे र शिक्षा मन्त्री सस्मित पोखरेल उनको त्यो क्लासको विद्यार्थी थिए। जो पहिले क्लासरुममा गुरु शिक्षक थिए, आज उनीहरू नै क्याबिनेटको कुर्सीमा सँगै बसेर देशको नीति बनाउने कार्यमा लागि परेका छन्। नुवाकोटको एक साधारण कृषक परिवारमा जन्मेका विक्रम लगभग 2 वर्ष अघि राष्ट्रबाट एक्टिभ पोलिटिक्समा उमिएका हुन्। अब सरकारले 100 दिनभित्र नेसनल इन्टिग्रेटेड डिजिटल गभर्नेन्स प्लेटफर्म स्थापना गर्दै एउटा ठूलो डिजिटल परिवर्तनको घोषणा गरेको छ। यसको मुख्य मन्त्र हो वान्स ओन्ली डेटा प्रिन्सिपल। अब हामीले नागरिकता नम्बर जस्ता आफ्ना विवरण एकपटक सरकारी सिस्टममा समावेश गरे पछाडि अरू सबै सरकारी सेवाको लागि त्यो अटो फिल हुन्छ, जसले धेरै पटक दोहोरिने कामलाई हटाउन सक्छ र सबै सरकारी सेवालाई एउटै सिङ्गल डिजिटल विन्डोबाट झन्झट मुक्त र सहज बनाउँछ। सजिलो भाषामा भन्ने हो भने यदि यो प्रभावकारी रूपमा लागू भयो भने सरकारी ढोका ढोका धाइरहने र झोलाभरि कागजको भारी बोक्ने दिन सकिन्छ र देशले डिजिटल युगमा ठूलो फड्क मार्छ। इडियन इन्स्टिट्युट फर एडभान्स रिसर्चका चेयरम्यान रहिसकेका तिमिल सिन्हा आज देशको संचार नीति बदल्ने कुर्सीमा बसेका छन्। के अब डाक्टर तिमिल सिन्हाले आफ्नो शैक्षिक क्षमता र लामो मिडिया अनुभवलाई रिजल्टमा बदल्न सक्लान्? नेपालको संचार मन्त्रालयमा उनको यो नयाँ युग कस्तो हुन्छ, त्यो चाहिँ हामी सबैको पर्खाइको विषय हो। यसरी हेर्दा धेरै पछि एउटा आशलाग्दो मन्त्रीमण्डल देखिन्छ र सरकारको 100 बुँदे कार्यसूची हेर्ने हो भने यसले अझ धेरै आश बढाइदिन्छ। वर्षौंदेखि प्रणालीमाथि प्रश्न उठाउँदै ढिला सुस्तीको आलोचना गर्दै र जवाफदेताको माग गर्दै आएका हामीलाई यो नयाँ 100 बुँदे कार्यसूचीले साँच्चै नै एउटा नयाँ फरक संकेत दिएको छ। यस्ता दस्तावेजहरूले सरकारको इन्टेन्सन देखाउँछ र मैले फेसबुकमै लेखेको कुरा यहाँ पनि दोहोऱ्याउँछु। कसियसली अप्टिमिस्टिक, वाचिङ क्लोजली, होपिङ दिस टाइम इट्स डिफरेन्ट, यानि कि सावधानीपूर्वक आशावादी, आशा छ यो पटक फरक होस्। अब यो कार्यसूचीका अधिकांश डेडलाइन 3 महिनादेखि 100 दिनका छन्, त्यसैले अब सरकारको 100 दिन बितेपछि हामी फेरि कार्यसूचीबाट के काम भए भएनन् त्यसको बारेमा भिडियो बनाउने नै छौँ। त्यसका निम्ति सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, थ्याङ्क यू फर वाचिङ।

33 सालतिरका श्याम सुई तस्विरहरूमा हेटौडा भर्खर भर्खर बामे सर्दै गरेको बजार थियो। काठका झोपडीहरू, दुई चार पक्की घरहरू, काठमाडौँ र नारायणघाट चल्ने बस र ट्रकहरू, कर्रा पारेको विशाल खाली मैदानमा औद्योगिक क्षेत्र खुलिसकेको थियो। यही भित्र चिनिया सहयोगमा खुल्ने भयो एउटा भव्य उद्योग, हेटौडा कपडा उद्योग। राजमार्ग र औद्योगिक क्षेत्रको जंक्सन बनिसकेको हेटौडामा कपडा उद्योगले गुलजार थप्ने भयो। पहाड़का मान्छेहरू बसाई आउन थाले। जागिर र तलबले सपनाहरू रंगीन बनाउन थाले। कुनै समय 1200 जनालाई रोजगारी दिएको हेटौडा कपडा उद्योग अन्तत 2064 सालमा बन्द भयो, एउटा वैभवको अवसान भयो। चिनिया टोलीसँगै 33 सालमा उद्योगको जग खन्ने सयौं हात मध्ये एक जोडी हात प्रकाश पौडेल।

शिक्षिका पनि थिए। त्यसपछिका 23 वर्ष यसै उद्योगमा मजदूर भएर बिताएका पौडेलसँग आज हामी उही हेटौडा कपडा उद्योग घुम्नेछौ। अहिले स्यामसोय तस्विर भएको कपडा उद्योगका भत्केका भित्ता र खिया लागेका मेसिन सुन पुर्याउनेछौ र पुर्याउनेछौ तपाईँलाई ती दिनहरूमा जहाँ ढकमक्क गुलमोहर फुलेका हुन्थे र माहुरी जस्ता मजदूरहरू सपना जस्ता कपडा बुनिन्थे।

0: 1200 मान्छे त यो उद्योगबाट मात्रै, अनि अरू उद्योगहरू 32 उद्योग त्यो बेला 36-37 सालमा चालु थियो। चालु भएको उद्योगबाट मान्छे निस्किँदा एकपल्ट त एकदमै रमाइलो हुन्थ्यो, अनि फेरि रङ्गी बिरङ्गी त्यो ड्रेसहरू लगाएर, अब छुट्टा छुट्टै उद्योगको छुट्टा छुट्टै ड्रेस हुन्थ्यो नि, कुन उद्योगबाट को निस्क्यो भन्ने कुरा पनि हुन्थ्यो। अनि मे दिवस मनाइन्थ्यो, मे दिवस मनाउने बेलामा त यति रमाइलो हुन्थ्यो कि त्यो रङ्गी चङ्गी पुरै जुलुसै ड्रेसै ड्रेसले।
1: कपडा उद्योगको चाहिँ कस्तो ड्रेस थियो?
0: निलो किसिमको पैन्ट सर्ट पैन्ट थियो छोरा मान्छेहरूको लागि, छोरी मान्छेहरूको लागि चाहिँ पहेँलो बेसमा निलो पारी भएको। यो अहिले हामी छोडेर आयौँ नि, यो चाहिँ वर्कसप हो। यो यहाँदेखि त्यहाँसम्मको पार्टमा चाहिँ जति पनि भित्र सामग्रीहरू बिग्रिन्थ्यो त्यो बिग्रेको सामानहरूलाई चाहिँ जोड्ने मर्मत गर्ने फेरि लगेर त्यो वर्कसप भयो। यो चाहिँ कपास गोदाम नेपालगञ्जदेखि लिएर नेपालको पश्चिम बेल्टमा थुप्रै कपास खेती हुने र कपास विकास समिति समेत बनेर यति धेरै कपास उत्पादन हुन्थ्यो कि एकपल्ट त पाकिस्तानबाट कपास ल्याउनु नपर्ने स्थिति
1: बनिसक्यो।
0: पाकिस्तानबाट आउँथ्यो, यहाँ चाहिँ कि पाकिस्तानको कपास कि हाम्रो नेपालकै कपासले बनिसक्यो। त्यो हाम्रो पुरानो गाडीहरू स्टाफहरूलाई ल्याउने लाने चारवटा बसले पनि पुग्दैन थियो, धेरैलाई क्वार्टर पनि दिएको थियो, क्वार्टर नपुग्नेको जो घरमा बस्नुहुन्छ उहाँहरूको लागि बस। हामीले नि मागेर जस्तो त्यो बेला फ्याक्ट्री चल्यो, चल्ने बेलामा यहाँबाट 10 किलोमिटर टाढाबाट हिँडेर आउनुहुन्थ्यो, 8 बजे यहाँ ड्युटी आइपुग्नुहुन्थ्यो, 10 किलोमिटर टाढाबाट ड्युटी छुटेपछि पनि 10 किलोमिटरसम्म हिँडेर जानुहुन्थ्यो। त्यसरी पनि धेरै दुःखले काम पनि गर्नुभयो धेरै मान्छेहरूले, तर उहाँहरू जतिले गर्नुभयो उहाँहरूको जीवन राम्रो बन्यो किनभने यही उद्योगले गर्दा बन्यो।
1: कस्तो लाग्छ तपाईँ यहाँ आउनुहुन्छ कहिले कहिले?
0: किन नआउनु? यो हामीले जमिन पनि जुनकि यो जमिन बनाउने खानु बनाउनेदेखि लिएर यसरी सुरु गरेको, हामी आउने बेला यो खाली जमिन थियो।
1: ए, तपाईँ कति सालमा आउनुभएको थियो?
0: म 32 सालको अन्त्यतिर 33 सालको सुरुमै हो। चाइनिजहरू आउनुभएको थियो, उहाँहरूसँगै हामीले सिकेको सबै कामहरू, जति पनि यहाँ नेपालीहरू थिए विदेशी कामदार एउटा पनि थिएन। चाइनिजहरूले भारतीय कामदारहरूलाई राख्न रुचाउँदैन थियो। 1100-1200 जुन कामदार यहाँ थिए, कर्मचारी थिए, उहाँहरू चाहिँ सबैजना नेपाली नै हुनुहुन्थ्यो।
1: के भाषा बोल्नुहुन्थ्यो सिकाउने बेलामा?
0: सुरु सुरुमा त अलिक गाह्रो, पछि भएपछि हाम्रो पनि कुरा उहाँहरूले बुझ्नुभयो 4-6 महिनापछि, अनि हामीलाई पनि धेरै कुरा उहाँहरूको आउने भयो। जस्तो जाने आउने गर नगर होइन, आइज ढिलो चाँडो होइन, उठा तल राख होइन, कस खोल जे भन्ने हो नि, राम्रो हो नराम्रो हो सबै कुरा। कि बसहरू उद्योगहरू रस्ट भएको देख्दा यहाँको सबै कर्मचारीहरूले असाध्यै पिर मान्नुहुन्छ, रुनुहुन्छ। यस्तो भयो उहाँहरूको मन के छ भने, बरु हामीले केही समय काम गरेर यो फ्याक्ट्री चाहिँ कसैलाई सकुशल जिम्मा दिन पाए हुन्थ्यो भने।

0: राजनीतिक नेताहरू आउनुहुन्छ बेला बेलामा, अहिलेसम्म यो उद्योगको निम्ति यति मजाक गरिराख्नु भएको छ सबैजनाले नि, या त यो उद्योग पब्लिक कसैलाई चलाउन दिए पनि हुन्थ्यो, मिलिट्री पुलिस या कुनै सरकारी निकायलाई चलाउन दिए पनि हुन्थ्यो, जसलाई दिए पनि यो ठाउँमा उद्योगबाट त 2-4 लाख मासिक आउँदो होला, 2-4 सय मान्छेले रोजगारी पाउँदा होला, त्यसो गर्न पनि त सकिन्थ्यो नि। आउनुहुन्छ, हेर्नुहुन्छ, मन्त्री, प्रधानमन्त्री, नेता, अध्यक्ष सबै जो जो आउनुहुन्छ, तर हेर्नुहुन्छ, जानुहुन्छ, गर्छौँ भन्नुहुन्छ, तर फर्केर आउनुहुन्न। यति बेर जाडो महिनामा ठिक अहिले 10 बज्यो, खाना खाने बेलामा यो पुरै चौरभरि मानिसहरू
1: यहीँ बसेर
0: यहाँ यो

0: सबैले टिफिनमा खाना लिएर आउनुहुन्थ्यो, कतिले हातमा लिएर आउनुहुन्थ्यो टाढाकोले, नजिकैको मान्छेहरूको चाहिँ घरबाट यहाँ ल्याइदिनुहुन्थ्यो, गेटमा ल्याइदिने, गेटबाट लिएर आउने यहाँ।
1: हेटौँडै अर्कै थियो होला त्यसो भए त यो चल्ने बेलामा।
0: हाम्रो चाहिँ 30-31 गते जुन तलब रिलिज हुन्थ्यो नि, 1100-1200 मान्छेलाई तलब 2-3 दिन 3 दिन जति गएर तलब रिलिज हुने बित्तिकै के हुन्थ्यो, हेटौँडा त रनक्क तात थियो, यहाँदेखि रक्सोलसम्मको बजारमा पुरै पैसा फ्लो हुने, महिनाभरि उधारो दिने खाने सबै कुराको छिनो फानो त त्यही दिन हुने पनि, माघी आए जस्तो। अझ दसैँ आयो भने त अर्कै रमाइलो, दसैँमा चाहिँ कस्तो नि कपडा यहाँबाट 30 मिटर एकजनाकोलाई दिने गरेको थियो होइन, त्यो कपडाको हर व्यक्तिले कपडाको पोको चाहिँ बोकेर हिँडे पछि त त्यो छुट्टै रमाइलो।
1: बजारमा पनि त सबैले त्यही कपडा लाउने होला नि,
0: लाउने स्कुल पछाडिपट्टि थियो, क्वार्टर पछाडिपट्टि
1: थियो
0: थियो, हेटेक्स इङ्ग्लिस स्कुल भन्ने, हाम्रो बच्चाहरू यहीँ पढेको, मेरो दुईटा बच्चा यहीँ पढेको, स्कुल भग्नावशेष छ। यसको प्रारम्भ चाहिँ यहीँबाटै हुने हो यो। हामीसँग लाइट केही छ? यो ठाउँमा चाहिँ कवास जुन बाहिरबाट आउँछ नि, त्यो कवास यो ठाउँमा आउने, त्यो गोदाम भयो, गोदामबाट गुडाएर यहाँ ल्याइसकेपछि यहाँ यो कवासलाई खोल्ने, मिलाउने, यहाँ गरिसकेपछि यहाँबाट अब कवास अगाडि बढ्दै जान्छ,
1: यहाँ मुनिबाट जान्छ,
0: हजुर, अन्त यहाँबाट हालेपछि यहाँबाट कवास यता जान्छ। यो
1: अझै छन् कपासहरू त यहाँ, यही कपास छैन,
0: हजुर, यो चाहिँ बिग्रेको कपास, एक राउन्ड छानिएर रहेको, यसलाई चाहिँ फेरि फिल्टरमा लैजाने हो।
1: यो गर्दा गर्दै यतिकै छोडेको जस्तो,
0: गर्दा गर्दै छोडेको, यो त काम हुँदा हुँदै छोड्यो नि, यो पनि त्यही कपासलाई फिट्ने, यो मेसिनले यो भित्र लगेर कपासलाई फिटेर गयो भने त्यसको गेडाहरूलाई निकालिदिने हो, यो सबै धुलो धुलो फोहोर जति यतापट्टि निस्किने, अनि राम्रो कपास जति कपास छानिएर अनि माथिबाटै जाने।
1: अनि यो त पुरै कपासै कपास उडेको हुन्थ्यो होला यो ठाउँमा त?
0: बाहिर उड्दैन, बाहिर त एयर कन्डिसन हुन्छ, ऊ यो जुन हावाहरू माथिबाट आइराखेको हुन्छ होइन, बाहिर त त्यस्तो केही डिस्टर्बै हुँदैन,
1: कपासको धुलो
0: केही मेसिन चल्या हुन्छ, अनि धुलो एकदम कन्ट्रोल हुन्छ, थोरै हुन्छ, मास्क लाएरै गर्नुपर्छ गर्नु त। अब मुख्य प्लान्ट चाहिँ यहाँबाट सुरु हुन्छ, कपासको रोल उताबाट आएपछि यसमा यो चाहिँ रोललाई कन्ट्रोल गर्ने यो पिन हो, यसमाथि रोल बस्या हुन्छ, त्यसैमा आधार बनेर, अनि यहाँबाट चाहिँ भित्रभित्र रिफाइनिङ हुँदै जान्छ यो कपासको सुरुवात। यो जस्तो एउटा दुईवटा तिन चारवटा मेसिन भयो, योबाट चाहिँ कपास छानिँदै छानिँदै छानिँदै ठिक पल्लो छेउमा पुग्दा एकदम सफा कपास हुन्छ। मेसिनहरू अहिले हेऱ्यो भने सबै मेसिनहरू राम्रो छ, यो चाहिँ अलिक बढी हावा लाग्ने ठाउँ भएको भएर अलिअलि समस्या भएको छ, तर भित्र जुन ठाउँमा हावा लाग्दैन त्यो ठाउँमा यो मेसिन पनि केही पनि भएको छैन, बेल पनि जस्तो छ, यो पनि जस्तो छ। यो चाइनिजले यो प्रविधि धेरै प्रविधि खेलाउनु नपर्ने मेसिन चाहिँ यहाँ ल्याइदिएको, यो सेमी अटो भन्छ, यो फुल्ली अटो पनि होइन, सेमी अटो मेसिन हो यो। यो चारैवटा मेसिनले एउटै काम गर्दै गर्दै अगाडि बढ्ने, यो सफा हुँदै हुँदै हुँदै कपास सफा हुने र गेडा छान्ने काम गर्छ।
1: यत्रो यत्रो मेसिन देख्दा त सुरु सुरुमा तपाईँलाई पनि अचम्म लाग्यो होला है?
0: होइन, हामीलाई अचम्म किन लागेन भने हामी आउँदा मेसिन आएको थिएन, बाक्समा यत्रो यत्रो टुक्रा आएको थियो, कुनै ठुलो टुक्रा कुनै सानो टुक्रा, अनि हामी नेपाली कामदारहरू सबैजनालाई त्यो अचम्म मान्ने कुरा चाहिँ केही हुँदै भएन, किनभने यो हामीले जगदेखि नै बनाउँदै बनाउँदै गएर बनिसकेपछि वाह कति राम्रो चिज बन्यो भन्ने मात्रै हो। त्यसरी काम गर्ने औजारहरू यो, यसलाई कस्ने, खोल्ने, ठोक्ने, पिट्ने सबै चिजहरू यसैमा राख्ने, यो सबै यो बेल्टहरू जस्तो कुनै बेल्ट खिइन्छ के हुन्छ चेन्ज गरेको छ, कुनै नयाँ छ चेन्ज गर्न ल्यायो होला, अब जुन अवस्था छ त्यही अवस्थाबाट छोडेर हिँड्नु पऱ्यो नि फ्याक्ट्री त। यो हेऱ्यो भने कुनै चिज पनि बिग्रेको छैन यसमा, मेसिनमा जस्तो छ त्यस्तै छ, बेल्ट जस्तो छ त्यस्तै छ, यो छिटो बिग्रिने चिजै होइन यो गियरहरू। यो अबको 200 वर्ष चलाए पनि के हुने छ र, यो चाहिँ मोटर जस्ता जस्तो छ।

0: यो मान्छेहरूले हेर्न आउनुहुन्छ अनि यो खोलेर त्यत्तिकै छोडिदिने कि हेर्दै. यो सबै कभरिङ भएर बस्यो भने बिग्रिँदैन. अनि यो चाहिँ यसरी फिल्टर हुँदै हुँदै आएपछि यहाँ आएर पुरा दाई गरेर यसलाई चाहिँ कबासलाई अझ यसले चाहिँ सक गरेर तान्ने. यहाँबाट तानेको कबास त्यहाँ गएर रोलर हुने हो. यही पाइपबाट जाने हो. यो पाइपबाट गएर यो मेसिनमा काम हुन्छ, त्यसबाट अर्कोमा हुन्छ, अर्कोमा हुन्छ. गर्दै अगाडि पुग्दा चाहिँ गुन्द्री जस्तो बन्छ र अनि त्यो सुइरो त्यहाँ राखिदियो रोलर भएर. अनि यसको धुलोहरू चाहिँ सबै बटुलिएर उतापट्टि बाहिर अर्को यहाँबाट उतापट्टि जान्छ. यहाँ बस्दैन, यहाँ केही पनि धुलो देखिँदैन. यो वरिपरि यो लिगमा यो आफै रोटर भएर घुमेर तान उताड कबास आयो, यहाँबाट गयो, यहाँबाट तानेर लिएर गयो अनि त्यहाँ रोलर भयो. त्यो रोलर भएको चाहिँ अब हाम्रो अर्को शाखामा जान्छ. अनि यो भित्र चाहिँ त्यो छान्ने जालीहरू फिल्टरहरू थुप्रै फिल्टरहरूको बिचमा गएर धुलो बाहिर उड्न नदिएर अनि भित्रै कन्ट्रोल गरेर अनि त्यो धुलोलाई चाहिँ अन्डरग्राउन्ड लगेर अनि पछि उठाएर बाहिर लगेर फाल्ने. त्यो चाहिँ मोलको रूपमा युज हुने रहेछ. यो चाहिँ कुनै घटनाहरू केही भयो भने मेसिन बन्द गर्नु पर्यो भने यो घन्टी चाहिँ बजाउने हो. इमर्जेन्सीमा बज्ने. अनि मेसिनमा कुनै ट्रबल आयो भने, जस्तो अपरेटर यहाँ बसिराखेको छ होइन, वा अपरेटर कहीँ काम गर्दैछ तर यो मेसिनमा केही अड्कियो भने त्यो घन्टी बजिहाल्छ क्या. कुनै समस्या पर्यो भने घन्टी बजिहाल्छ. ल, यो कबासबाट राम्रो कबास बनाएर निकालेर यो ठाउँमा रोलर राख्ने अनि यस्तो गाडामा हालेर त्यसलाई चाहिँ अब यता लिएर आउने.
1: यो रहेछ कि क्या हो राम्रो कपास?
0: हो, नम्बर वान कपासै हो यो. अहिले पनि राम्रै छ, अहिले पनि रेसा दिइराखेको छ. अब यसले कपासको काम सकेपछि अब यसले धागो निकाल्ने मेसिन चाहिँ यहाँ त्यो डन्डी ल्याएर यसो ठ्याक्कै यसो राखिदिएपछि त्यसमा त्यो रोलरमा बेरिएको हुन्छ, कपासै हुन्छ. अनि यो यहाँबाट फेरि भित्र जान्छ, यहाँबाट भित्र गएर यो पनि अनि भित्रभित्रै आएर यसले चाहिँ बेरेर मोटो धागो बनाइदिन्छ यो. अनि जति यो बन्दै जान्छ, यो भरिँदै जाँदा, यो तल जाँदै जाँदै गरेर यसमा भरि हुन्छ यो. अनि यो ड्रम उठाएर लग्ने हो. यो सबै मेसिनको काम त्यही नै हो, एउटै. यसले जे काम गर्यो त्यही हो. भरिएको ड्रम आउने चाहिँ यसमा फेरि अब. अनि यो ल्याएर लाइनमा राख्यो, एक दुई तिन चारवटा यता भयो, चारवटा उता भयो. अब यहाँबाट फेरि धागो आउँछ र यहाँ फेरि यो सानो खाले ड्रम, त्यो यति मोटो धागो देखिन्छ त्यहाँ, त्यही धागो. अनि यहाँ बन्दै बन्दै यहाँबाट आएर अब पहिले मान्द्रो जस्तो आयो, त्यसपछि मोटो धागो जस्तो आयो, अनि यसमा अलिक मसिनो धागो आयो. अनि यो धागो चाहिँ फेरि यो सानो ड्रमबाट अझ मसिनो धागो. यसको बबिनहरू यहाँनिर छ, अहिले त बबिनहरू पनि पुरै रस्ट भएर हराइसकेको छ. यही यही यो बबिनहरू हो. त्यसबाट चाहिँ त्यो ड्रमबाट आएको धागो अलिक ठुलो बबिनमा, यो बबिनमा बेरिएको हुन्छ र यो बबिनबाट अनि अझ मसिनो धागो यसैले बनाइदिने हो. यो मेसिन चाहिँ कस्तो भने, यो जहाँ बसेर चलायो भने पुरै मेसिन चल्छ, जहाँ बसेर बन्द गऱ्यो भने पुरै मेसिन बन्द हुन्छ. एउटै अपरेटरले पुरै भ्याउनुहुन्छ. यो मेसिनले बनाएको पहिलो धागो, यो धागोको रूप आयो नि,
1: अब बलियो हुन बाँकी छ.
0: हजुर,
1: कति वर्ष अगाडिको होला यो?
0: 17-18 वर्षै भइसक्यो, 18 वर्ष भयो, 18 वर्ष पुरानो धागो यो. पुरा रेसामै छ, बिग्रिसकेको छ. अब ठ्याक्क त्यो ल्याएर यहाँ राखेपछि यसबाट आएर अनि यो चाहिँ बबिनमा, सानो बबिनमा बनाउने. यो चाहिँ प्योर धागो बन्यो. यति भएपछि स्पेनिङ हो यो.
1: कस्तो माया लाग्दो रहेछ भाइ.
0: यो अब यो हाम्रो धागो भइसक्यो ठिक्क यहाँबाट. यसबाट चाहिँ यो भित्रभित्रैबाट यो धागो बुनेर बाँधेर अब यो चाहिँ यो धागो भइसक्यो. यो ख्याले बबिन समातेको छ.
1: बुन्ने धागो त यही त हो.
0: यो बुन्ने धागो यही भयो. अलि रस्ने भइसक्यो. यहाँ काम गर्ने अपरेटरहरूले यो सँगसँगै बोकेर हिँड्ने, निकाल्ने, यसमा राख्दै राख्दै राख्दै जाने, अनि यो निकाल्ने खन्याउने.

0: अहिले यसलाई नि चलाउने हिँड्ने यति ठुलो यति भव्य छ यो यो पुरै यहाँदेखि त्यहाँसम्म एकपल्ट ऊ त्यहाँ सेन्टरमा गएर हामी पल्लो छेउसम्म पुगौँ। यो 35 यो 36 मेसिन यो भए कति धेरै राष्ट्रिय सम्पत्ति यति धेरै लापरवाही गरेर रस्ट भइरहेको यो जतिवटा 36 72 जति मेसिन छ नि एउटै छ क्या जस्तो यो एउटा एउटा मात्रै भए पनि पुग्ने हुन्छ यो एउटा मान्छेले मानिनु एउटा परिवारले गुजारा चलाउनु पर्यो उसलाई धागो निकाल्नु छ धागो बेचेर चलाउँछ जस्तो यो एउटा मात्रै स्पेनिङ किन्यो भने पनि उसको गुजारा चल्ने भक्तपुरमा एउटा घरमा दुईवटा चारवटा पाँचवटा त्यो बुनाई मेसिनहरू छ अनि यो परवानीपुरमा यस्तो स्पेनिङ मिलहरू छ धागो मात्रै उत्पादन गर्ने त यही धागो मात्रै उत्पादन गर्न यो मेसिन हामीलाई चाहिँदैन भने सरकारले नि यो मेसिन बेचिदियो भने पनि त हुन्छ नि त गर्नलाई दियो भने यिनीहरूले गरेर त खान्थ्यो नि बिना काममा रस्ट पाएर जानुभन्दा कि चलाउन कसैलाई दिनु यो चाहिँ सबै यसलाई चलाउने हेर्नुहोस् त जस्ता तस्तो छ यो गियर यो के हुन्छ र के भएछ तपाईँहरू आफै हेर्नुहोस् त के चाहिँ नचल्ने छ त यो कुनै गाडीको A1 गियरभन्दा कम त कुनै पनि छैन नि त बाहिर देखेको सामान केही बिग्रिया छ तर भित्री सामानहरू हेऱ्यो भने जस्ताको तस्तो छ
1: अहिले पनि चल्छ कि भन्ने लागेको छ हजुरलाई
0: चल्छ नि के भन्ने नि छैन नि यो त यो हाम्रै अहिले साथीहरू 10 मेकानिकहरूलाई 1 महिना यहाँ छोडिदिनुहोस् कतिवटा मेसिन आरामले चलिरहेको हुन्छ यो सकिएपछि यसको दुई पार्ट हुन्छ एउटा धागो भएर जाने पार्ट एउटा डाइरेक्ट धागो जाने पार्ट हामी यो ढोकाबाट छिरौँ यसमा त्यहाँ बन्यो यो हामीले हेऱ्यौँ यसमा बेरिएको धागोलाई अब ठुलो भविनमा लामो धागो बनाउनु पर्यो गाँस्दै बेर्दै गाँस्दै बेर्दै यसमा रहेछ अलिक ठुलो यहाँ बेर्दै बेर्दै यो चाहिँ यो फुल भयो अझ योभन्दा नि ठुलो हुन्छ योभन्दा ठुलो हुन्छ यो मानिलिउँ यो 100 मिटर थियो भने यो त 1000 मिटर भयो नि हो 1000 मिटरको एउटै धागो भएपछि यो सबै 1, 2, 3, 4, 5 मेसिनको काम भनेको सानो बबिनबाट ठुलो बबिनमा छोटो धागोबाट लामो धागो बनाउने ड्युटी
1: यति यति धागो त बाँकी रहेछ नि त
0: छ
1: बन्दा बन्दै छोडेको है
0: जस्तो थियो त्यही हालतमा छुट्यो र यो बबिनमा बेरेको धागो चाहिँ फेरि यसमा जान्छ यो अब यो कपडा बुन्न त लामो तान लगाउनु पर्यो नि हो त्यो लामो तान लगाउनको निम्ति त्यो जुन ठुलो बबिन छ ठुलो बबिन यहाँ यसरी राखेर यहाँबाट चाहिँ धागो यो यसमा राखेर प्रत्येक एउटाबाट एउटा धागो तान्दै आउँदा यो धागो चाहिँ हाम्रो यो दाँत जस्तो देख्नु भएको छ नि यो दाँत जस्तो प्रत्येक एउटाबाट एउटा धागो आउँछ र यो एउटा धागो यहाँ यहाँ बिचमा चाहिँ केही पनि हुँदैन त्यो एउटा धागो यसरी यहाँ धागो मात्रै धागै धागो यहाँ एकपल्ट आउनु त यहाँ प्रत्येक एउटा दाँतीमा एउटा धागो बस्छ यहाँ अनि यहाँ रोलर हुन्छ अनि यो रोलर दे दिए त्यहाँ हाम्रो 100 मिटर भएको 1000 मिटर भयो 1000 मिटर भएको यहाँ आउँदा 4000 मिटर भयो धागो अनुमानित भनौँ न त्यसलाई त्यस्तै मिटर त धेरै लामो धागो भयो यसमा धागो एक खाले यो बबिन सिधै त्यो स्पिनिङबाट बुनाई विभागमा जान्छ एक खाले बबिनहरू यो प्रक्रियाबाट यहाँ आइपुग्यो यो तानाको लागि त्यो बानाको लागि गयो जस्तो
1: ताना र बाना भने के हो
0: ताना भनेको यस्तो यस्तो सिधा बसेको धागो बाना भनेको चाहिँ त्यो बुनेर जाने धागो के ताना बाना बुनेको भन्छ नि ताना भनेको तान लगाएको भयो हाम्रो गाउँघरतिर गुन्द्री बन्ने तान लागेको भन्दै तान लागेको त्यो भयो पराल हालेको धागो चाहिँ उताबाट सिधै जान्छ त्यो बाना हेर्नुहोस् त कति राम्रो कति मजबुत धागो चाहिँ तपाईँको यहाँ यो सबै यो फेरि यति गरम छ यो कसरी लाने होला के गरिहाल्ने होला भन्ने लाग्छ होला है तपाईँहरूलाई यता माथि हेर्नुहोस् त यसमा यो मेसिन छ उता लानु छ भने यो यतापट्टि लग्यो होइन यता लानु छ भने यसलाई यतापट्टि ल्याउने त्यसैबाट सर लिएर जाने हो
1: केबुल कार जस्तो

0: तानाको लागि तयार भयो यो, यसको प्रोसेस यसमा आउँछ अब।
1: ए, बुनाईको मेसिन हो कि क्या हो यहाँ?
0: बुनाई होइन, बुनाईमा अझै पुगेको छैन। यसलाई साइजिङ भन्छ, ठुलो रोलरमा बेरेको धागो यहाँ आइपुग्छ र जस्तो यहाँ बस्यो, यहाँ बसेपछि त्यो धागो खोलेर अगाडिपट्टि आउँछ र यो धागो सिँगै यो भित्र छिरेर जान्छ। यो भित्र यो ठाउँमा माड पाकिराखेको हुन्छ, यो खाल्टो छैन, खाल्टोमा चाहिँ माड पाकिराखेको हुन्छ, माड लगाउने ठाउँ यो। योभन्दा तलको यो चाहिँ यो रोलर सट्टै तल जान्छ, तल जान्छ र त्यो धागोलाई तल माडमा डुबाएर जस्तो कपडा बुन्दाखेरि पनि धागो चाहिँ नसुल के अरे नखियोस् भनेर माड लगाएको हुन्छ। माड भएको कपडा भन्छ नि, माड भनेको यही हो। पहिले यहाँ लगाउने, लगाएर कपडा बुन्ने, बुनेपछि फेरि धुने प्रविधिले धोइदिने हो। यो पनि त्यही हो, यो पनि त्यही हो, एउटै मेसिन हो यो दुइटै।
1: माड लगाउने यो यो एरिया त्यसमा एकदम तातो हुने एरिया,
0: यहाँ तातो त्यति फिल किन हुँदैन भने ह्युमिडिटी मिलाएरै बसेको हुन्छ तापक्रम चाहिँ। जस्तो यो काम गर्ने पार्टमा चाहिँ एकदम चिसो आउनको लागि त्यहाँबाट यहाँबाट पुरै हावा आइरहेको हुन्छ, आफूलाई जता चाहियो जति चाहियो लिन पाइयो। अनि त्योबाट यो सानो रोलरमा बेरियो अब यो यसमा
1: अब माड लगाएको
0: साइजिङ गरेर तयार भएको धागो चाहिँ अब यसमा भेरियो यो यो बिममा। अब यो चाहिँ कपडा बुन्नको लागि बुन्ने मेसिनमा लैजाने यो भयो। यो मेसिनले त यो उत्पादन गर्दै फाल्दै गर्दै फाल्दै गरेको यो हो, माड लगाएको धागो। यो त कति धेरै बोलेछ, यो तानेर हेर्नुहोस् त, काटिने नि छ आज त, यति छ त यो यति राम्रो। अनि यो बिमलाई चाहिँ यसमा राख्ने हो। यो मेसिनहरूको यहाँदेखि उहाँसम्मको यो मेसिनको काम चाहिँ तानमा धागो भर्ने मेसिन यो। तानमा जस्तो तान सृजन चल्छ नि, तलमाथि तल कुनै चाहिँ अब तिन तानको हुन्छ, कुनै दुई तानको हुन्छ, कुनै चाहिँ डबल हुन्छ, कुनै चाहिँ तिन तालको हुन्छ, कुनै चार तानको हुन्छ, त्यो सबै बनाउने चाहिँ यो मेसिन हो। त्यसरी बसेर टक्क यसलाई बुन्दै बुन्दै बुन्दै नआउने, अनि त्यसपछि त्यो सबै एकै ठाउँ बटुलेर अनि यही भित्र राखेर टक्क त्यसलाई निकालेर लिएर जाने, अनि यो चाहिँ यो मेसिनमा हाल्ने। जस्तै यो चाहिँ यो अहिले कतिको छ, यो दुईवटाको छ यो, अनि यसैले छुट्याउने। यो माथि जान्छ तल आउँछ, माथि जाँदा एकपल्ट यता बबिन जान्छ, तल आउँदा एकपल्ट जान्छ गर्दै, यो चाहिँ यो भर्ने काम चाहिँ यसको झाँप भर्ने भन्छ यसमा। अनि यो एउटा हेर्दा चाहिँ सामान्य छ, यो पत्तीमा एउटा पत्तीमा एउटा धागो राख्नु पर्ने हुन्छ, एउटा धागो छिने पनि यो तल झर्ने बित्तिकै मेसिन बन्द हुन्छ। यो धागो तन्किउन्जेल यो तन्केरी बस्छ, हल्का चिज छ, एउटा धागो छिने पनि यो तल गइहाल्यो, मेसिन बन्द भइहाल्छ,
1: नराम्रो खालको कपडा निस्किने भन्ने चाहिँ
0: हुँदै हुँदैन, त्यसले कन्ट्रोल गरिहाल्छ। अनि जहाँनिर हुन्छ त्यहीँ गाँसेर फेरि जाने। यो बुन्ने ठाउँ, अब यो चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ यही हो। कपडा उद्योगको हेर्दा सबैभन्दा ठुलो इलाका यही हो, कपडा उद्योगको मुख्य ठाउँ पनि यही हो। अरू सहायक उत्पादन गर्दै गर्दै आयो, तर कपडै चाहिँ बुन्ने कुरा यहीँबाट बुन्ने हो। अघि जुन स्पेनिङमा थियौँ नि हामी, यही स्पेनिङबाट दुई थरी धागो उत्पादन भयो, एउटा यो उत्पादन भयो, एउटा यो उत्पादन भयो। यो उत्पादन भएको धागो
1: उताबाट
0: घुमेर आयो, यसमा उत्पादन भएको धागो यहीँबाट आयो। यो चाहिँ सो ताना त्यताबाट आयो, यो बाना धागो चाहिँ यताबाट आयो। यो धागो चाहिँ के भयो,
1: यहाँ आयो,
0: यो यसमा चाहिँ यसरी राखेर यो भयो, अनि यो यहाँ बस्यो होइन। जस्तो तान चल्छ मेसिन, यो यता जान्छ, यता चल्छ यता जान्छ गरेर, अनि
1: यो आवाज त खटाक खटाक कस्तो आउँथ्यो, आवाज आउँथ्यो होला
0: होइन। यहाँ चाहिँ त कान चाहिँ धेरैले थुन्नै पर्ने, कसैले केही पनि सुन्दैन, यो त झड्याम झड्याम झड्याम झड्याम झड्याम हान्ने हो नि त, यो त कसरी हान्ने हो नि त,
1: खुट्टा पनि चलाउनु पर्छ कि पर्दैन,
0: पर्दैन, यो अटोमेटिक हो, सबै अटोमेटिक, हेर्ने मात्रै हो। जस्तो एकजना अपरेटरले एकै ठाउँबाट चारवटा मेसिन हेर्न सक्ने हुन्छ कि, यहाँ राम्रो सिपालुले त 24 वटासम्म पनि आफैले अपरेटन गर्छ, 24 वटा मेसिन अपरेटन। चाइनिजहरूले लास्टमा ट्रेनिङ दिएर जाँदा उनीहरूले त्यो जसले 24 वटा चाहिँ 1 घन्टासम्म बन्द हुन नदिकन चलाउँछ, त्यो उत्कृष्ट कामदार भनौँ।

0: तपाईँले कति वर्ष बिताएको ठाउँ यो
1: यो बाहिर बनाउने बेलामा 3 वर्ष 23 वर्षमा 3 वर्ष घट्यो भने 20 वर्ष यो ठाउँमा यही काम गरेर 20 वर्ष बिताएको छु मैले यही ठाउँमा
0: तपाईँको त यहाँ आएपछि अनुहारै कस्तो अर्कै भयो नि
1: यो त उर्वर जिन्दगी हो नि त मलाई बनाएकै यही हो यसैले

0: यो बिग्रेको केही पनि छैन अहिले पनि, जस्तै यो कतिपय यो चिनबाट आउँथ्यो हामीले यहीँ डिजाइन गरेर पछि बनायौँ यो पनि।
1: अनि तपाईँले चाहिँ सबै काम कसरी सिक्नु भएको?
0: चाइनिजहरूले
1: त्योभन्दा पहिला तपाईँ के गर्नुहुन्थ्यो?
0: होइन, म त त्यो बेला पढ्दा पढ्दै यहाँ काममा लागेपछि त 22 वर्ष यहीँ गइहालेँ, अरू बिचमा त गर्ने कुरै।
1: के पढ्दै हुनुहुन्थ्यो?
0: मैले एसएलसीमा पढेँ, काम सुरु भइहाल्यो, काम सुरु भएपछि थप केही पनि गरेँ,
1: कामै पढ्नु भयो,
0: कामै अहिलेसम्म पनि त्यही कामै पढ्दै।
1: त्यो बेलाको माहौल कस्तो थियो, बनाउने बेलादेखि सुरु हुँदाखेरिको माहौल चाहिँ कस्तो थियो?
0: बनाउने बेलामा जस्तो काम गर्ने छोरी मान्छेहरू चाहिँ पाइँदैन थियो त्यो बेला, छोरी मान्छेहरूले कहाँ उद्योगमा काम गर्ने हो र भन्ने हुन्थ्यो त्यति बेला। वरिपरि भएको जो मान्छे पनि छोरी मान्छे आउनुभयो भने गर्न खोज्नेले काम पाउनुहुन्थ्यो, निवेदन दिने आउने श्रमिक आपूर्ति केन्द्र थियो। हामी त यहाँ खन्दै बनाउँदै गरेको मान्छे, हामी अटोमेटिक निवेदन पनि दिनु परेन, हामी त निर्माण बेलामा छिरेको श्रमिकले गर्दा गर्दै के हो भने काम गरियो, मेसिन फिट गर्न सुरु गरेपछि त बाहिर घाममा काम गर्नुभन्दा त मेसिन फिट गर्न कति रमाइलो भयो, सिक्न पनि मन लाग्यो। सिक्दा सिक्दै गर्दा बनिसक्यो मेसिन, अनि कपडा बुनेपछि झन् रमाइलो भयो। त्यो मे दिवस आयो, कुनै चाडपर्व आयो होइन, त्यो त भिन्नै रौनक लिएर आउँथ्यो नि। विश्वकर्मा पूजा आयो, पुरै अर्को खाले पूजाको रौनक आउँथ्यो। दसैँ आयो, कपडा वितरणदेखि लिएर अब पेस्की आउनेदेखि अर्को रौनक आउँथ्यो। साप्ताहिक छुट्टी आयो, अर्को रौनक आउँथ्यो। भित्र साथीभाइ बसेर भोजहरू गर्यो, त्यो अर्को रौनक आउँथ्यो। त्यो धेरै किसिमको
1: कस्तो हुन्थ्यो विश्वकर्मा पूजा?
0: एकदमै भव्य, हामी सबैजना भएर मनाउँथ्यौँ, सबै शाखाको 2-4-5-7 खसीहरू काट्नेदेखि लिएर तपाईँको त्यो त्यति भव्य सबै एकै ठाउँमा मनाउने हो। टाइम मिलाएर हामी वनभोज जान्थ्यौँ, फेरि सिङ्गै फ्याक्ट्रीको बसहरू लिएर, त्यो पनि झन् रमाइलो कुरा थियो। एउटा मात्रै यस्तो विषय छैन, त्यो त 20 वर्षको अभ्यास हो। प्रत्येक पाठ पूजाले, प्रत्येक ठाउँले, प्रत्येक यहाँको चाहिँ गतिविधिले अब अहिले पनि चिनिहाल्छ नि, अहिले पनि थाहा हुन्छ। अनि पछिल्लो बेलामा मैले चाहिँ बाहिर नै अलिकति फेब्रिकेटिङको काम सुरु गरेपछि यहाँ 4-5 हजार तलब आउँथ्यो, बाहिर काम गर्दा 10-15 हजार त्यत्तिकै कमाइ हुने, महिनामा ठिकै छ भने मैले चाहिँ 20 वर्ष थाहै भएको 20 वर्ष पुगेपछि मैले आफैले राजीनामा दिएर गएको थिएँ। त्यो पछाडि बिस्तारो उद्योग उँभो लागेन, खस्किँदै ठिकै बन्दकै स्थितिमा पुग्यो। करिब मैले छोडेको पनि 8 वर्ष जति यो फ्याक्ट्री चल्यो। हामी एउटा त्यो कुनामा उभिन्छौँ या कतै बसिराखेका हुन्छौँ होइन, हामी कहीँ बसेर हेरिराखेका हुन्छ, यो अहिले यस्तो छ, यदि उहाँले यसो गरिदिनु भयो भने ऊ त्यो धागो खाली भयो है भन्ने कुरा भयो होइन, धागो सक्यो भन्ने, धागो मागेको हो, अपरेटरले भन्न जानु परेन, बोल्नु परेन, यो एउटा उठाइदियो भने उहाँ यो चाहिँ यो मेसिन बिग्रियो भन्ने भयो, जहाँ भए पनि उसले देखिसक्यो यो मेसिन बिग्रिया छ भन्ने कुरा। अनि त्यसपछि यो एउटा उठाइदिएपछि ल यो कपडा भरियो है भन्ने, कपडा काट्ने मान्छे यहाँ आइपुगिसक्छ, यो उठाउनेपछि कपडा काट्ने आउँछ, यो उठाइदिनु बनाउने आउँछ, यो उठाइदियो धागो भर्ने, त्यो बिम जुन खाली हुन्छ त्यो, अहिले चाहिँ यो सबै उठाउने, यो सबै उठायो भने यो मेसिन खाली छ है भन्ने भयो। यो
1: अहिले चाहिँ सबैमा सबै उठाउने बेला भएको,
0: सबै उठाउने अहिले
1: सबै,
0: जस्तो यो यसको आवाज तपाईँको एउटाको आवाज सुन्नु भने यसले यति हान्छ, यो ठ्याक्क एउटा मेसिनले डबल हान्छ, यो सबै मेसिनले त हानेको हानै गर्दा कति आवाज आउला,
1: 486 वटा
0: मेसिनको यो सिङ्गल आवाज हो। अब यसको डबल आवाजलाई सम्झिनुहोस् अनि 486 वटा आवाज,

0: چی عوض شد؟ اکی تو چی؟
1: مهم دینه بود. ای عوض
2: अनि कपडा कहाँ निस्किन्छ त
1: यो योजन रोलरले कपडालाई बिस्तारै तानेर ल्याइदिन्छ अनि कपडा चाहिँ यहाँ यसमा उतापट्टि बिचको बिचको हामी हेर्न जाउँ त्यहाँ बिचमा चाहिँ
2: म चाहिँ अलिक बिस्तारै हिँडिरहेको छु है
1: तपाईँहरू त बिस्तारै हिँड्नुपर्छ किनभने मेरो त यो लाइन जाँदा पनि हिँडिराखेको ठाउँ अँधेरो भए पनि यहाँ बनाउन गर्न गाह्रो हुन्न
2: ए हो
1: यो चाहिँ हाम्रो जति जस्तो ठुलो यहाँ चाहिँ फाइनहरू छ यसको चाहिँ ह्युमिडिटी सबै कुराहरू मिलाएर त्यहाँ त अब छ सात सय मान्छे एकै ठाउँमा हुने तिनीहरूको श्वास प्रश्वास हुनेदेखि लिएर तपाईँको यो कपडाहरूको लागि पनि धागोको लागि पनि त्यो नफुलोस् भनेर त्यो टाइट पनि हुनु भएन फुल्नु पनि भएन त्यो यति तापक्रम चाहिँ मिलेर बस्नुपर्ने हुन्छ त्यो तापक्रम मिलाउनको निम्ति चाहिँ सबै कुराहरू व्यवस्थापन गरेको हुन्छ यसमा चाहिँ केटा मान्छेहरूले काम गर्ने र मर्मत गर्ने यसमा चाहिँ छोरी मान्छेहरूले आफ्नो ड्रेस चेन्ज गर्ने ठाउँ यो
2: ए
1: अहिले त पिपलको बोर्ड पनि आइसकेको छ भित्र आए ठिक एप्रोनहरू हुन्छ नि यहाँभित्र काम गर्दा लगाउने एप्रोन क्याप सबै लाएर काम गर्नु मेरो विचार चाहिँ कस्तो भने समाधान खोज्ने मुख्य कुरा हो एकछिन एउटा सेन्टिमेन्टमा आउने छुट्टै विषय हो होइन तर सबभन्दा मुख्य कुरा चाहिँ हामीलाई लाग्छ जसरी भने पनि घाटा लागे पनि चलिदियोस् भन्ने किन हुन्छ भने बाह्र तेह्र सय मान्छेले काम गर्ने ठाउँमा कि बाह्र सय तेह्र सय घर त तपाईँको उज्यालो हुन्थ्यो नि त यो मात्रै छैन तपाईँले नेपाल वनस्पति घिउ उद्योग भन्ने मजाले चलेको उद्योग त्यो बेला देशव्यापी प्रचार भएको अहिले त्यसको खण्डहर छ यहाँ छाला उद्योग नजिकै छ छाला उद्योगको राम्रो प्रपर्टी छ छाला उद्योग बन्द छ अहिले हेर्नुहोस् है त बाँके बर्दिया दुवै जिल्लालाई कपास उत्पादन गर्न लगाएर यो उद्योग चलायो भने के बिग्रिन्छ अरबौँ रुपियाँ सिद्ध्याउनु हुने अरू कुरामा टावर बनाउनु त्यो एउटा टावर बनाउने यहाँ लगाइदियो भने के हुन्छ यो एकदमै विडम्बना भयो कि कसले भन्ने कि यो कसले बुझ्ने यो यति जम्मै जम्मा मानिलिउँ केपिजीले त्यहाँ लगेर त्यो टावर बनाउने पैसा कपडा उद्योगै चलाउनु भएको भए होला यो घाटैमा जाला तर हजार मान्छेका पापानजनाको हिसाबले कतिजना मान्छे बाँच्थे होला त पाँच हजार मान्छेको पाँच हजार हजार परिवारलाई बचाउने काम त यसले गर्ने रहेछ नि अनि कसैले गाउँमा घरेलु रक्सी पारेरै बेचेर आफ्नो बच्चा पढाउँथिन् भने त्यहाँ गएर एक कप रक्सी जसले खाइदिन्छ नि यहाँ काम गरेर गएको पैसाले उसले रक्सी खाइदिँदा त्यो पैसा चाहिँ त्यहाँ गयो क्या त्यो त गाउँमा समेत पैसा पुग्यो नि त्यहाँ उहाँ मात्रै होइन क्या हर नेताहरूले गर्ने कामहरूमा हर सोचाइ चाहिँ त्यो वर्ग सम्मानलाई पुगेको छैन
2: यहाँ नेताहरू घुम्न आउनुहुन्छ भन्नुहुन्छ
1: हामी गर्छौँ चलाउँछौँ यो त ठिक रहेछ राम्रो रहेछ हेरेर गएपछि त केही सोच आउला भन्ने कुरा
2: आयो कि आएन
1: आएन आउँदै आएन कसैको पनि आएन एउटाको भएर कसैले चिन्ताले आर्टिकल लेखेको भए पनि त हुन्थ्यो नि तर त्यति पनि हात गर्नु भएन उहाँहरूलाई त एकपल्ट कुर्सीमा पुग्यो अब पुग्ने कसरी भन्ने उहाँहरूलाई हुँदो रहेछ बाँकी तल रहेको मान्छेहरूलाई के हुँदो रहेछ भने ए ऊ चाहिँ गइराख्दो रहेछ अब म चाहिँ किन नजाने हेरेको त्यतै छ तल जमिनमा हेर्ने कुरा चाहिँ देखिएन
2: कसैले पनि सोचेन
1: बाबुराम भट्टाईजीले त्यो विषयमा उहाँलाई भेटे सबै कुरा सुनाइसकेपछि उहाँले त्यही बेला निदो गरेर 7 करोड रुपियाँ त्यही बेला छुट्याइदिनु उहाँहरू नेतृत्वमा हुनुहुन्थ्यो अनि 3 करोड आउँदा नआउँदै सरकार पनि गयो मान्छे पनि गयो योजना पनि गयो त्यसपछि फेरि अर्को कसको चाकरी गर्न जाने किनभने राष्ट्रिय भिजन त छैन यसलाई चलाउने भन्ने अनि त्यो नभएपछि व्यक्तिलाई फगायो फगायो ऊ गइसकेपछि अनि फेरि अर्कोलाई त मतलबै लाने अझ अर्कोले 7 करोड छुट्याइदिएको ठाउँ त त्यो जुठो भए जस्तो हुने अर्कोको लागि त्यो ठाउँमा किन गर्ने म नयाँ गर्ने बरु बाटोमा हाल्ने
2: यो यो उद्योग चाहिँ कसरी बन्द भएको
1: युद्ध सुरु भयो युद्ध सुरु भइसकेपछि चाहिँ देशव्यापी रूपमा एउटा नयाँ ढङ्गले अराजकता अनुशासनहीनता पनि अगाडि आयो

0: देश सम्हालिन सकेन, त्यो बढ्दै बढ्दै जाँदा यो उद्योग सम्हाल्ने मान्छे नै भएन क्या, त्यो बेला चाहिँ म्यानेजमेन्ट हुँदै भएन। जसलाई म्यानेजमेन्टको जिम्मेवारी दियो उहाँहरूले नै खुट्टा टेकेर गरिदिनु भएन। अप्ठ्यारो बेलामा चाहिँ राज्यले पनि ठेक्नु पर्थ्यो, राज्यले ठेक्न सकेन, राज्य पनि युद्धतिर नै थियो त्यो बेला। यो त सुती उद्योग हो, जब कपास आउँदैन देशभित्रबाट, इन्डिया र चाइनिजको कपडालाई हामीले रोक्न सक्दैनौँ, हाम्रो कपडाको कसरी चाहिँ भाउ कम हुन्छ भनेर हामी त्यो कम भाउ बनाउन सक्दैनौँ, त्यस्तो अवस्थामा त उद्योगबाट उत्पादित चिज बिक्रीमा नजाने भयो, बिक्री नभएपछि तलब खुवाउन नपाइने भयो, तलब समेत दिन नसक्ने भएपछि काम लगाउन नसक्ने स्थिति आयो, हेर्दै लाँदा अनि लास्टमा उद्योग बन्द भयो। त्यो कसैलाई दोष लाउने कुरो भन्दा पनि परिस्थितिले यस्तो ठाउँ खडा गर्यो कि राजनीतिक आन्दोलनहरूले चाहिँ आन्दोलन पछाडि उर्वर भएर चाहिँ भएका चिजहरू विकास भएर जानु पर्थ्यो नि। हामी चाहिँ के आश गर्थ्यौँ भने 62-63 को सम्झौता पछि अब सर्लकै हाम्रो सबै उद्योगहरू चल्छ र सबैले रोजगार पाउँछन्।
1: मन मर्यो तपाईँहरूलाई यो
0: होइन? हामी त कस्तो हुन्छ नि, हामी त जहिले पनि आशावादी हुन्छ नि मान्छे, यहाँ काम गर्ने हर मान्छेलाई मैले भेट्दा उहाँहरू के भन्नुहुन्छ, उद्योग चल्दियो भने हामी त बुढो भयौँ, हामी त सक्दैनौँ होइन, तर त्यो उद्योग चलेको हेरेर मर्न पाए हुन्थ्यो भन्ने सोच्नुहुन्छ क्या। यो मात्रै हो र यस्तो हजारौँ यस्तो उद्योगहरू छ राज्यले अन्तर्राष्ट्रिय क्षेत्रबाट पाएको सहयोगलाई सदुपयोग नगरेर व्यवस्था गर्थ्यो, सित्तै पाएको चिज जस्तो, यो सित्तै पाएको हो नि त। एउटा परिवारलाई 4 मेसिनको हिसाबले उहाँहरूले कुनै शर्तमा दिए पनि त भयो नि यो मेसिन, अनि यहाँ गोदामै बनाइदिए, यहाँ गोदाम नपाएर बहुराष्ट्रिय कम्पनीहरू नयाँ नयाँ लगानी गरिरहेछन्, उनीहरू त महिनामा 2-4 लाख खर्च गरेर उनीहरू त गोदाम पनि चलाउँछन्, त राज्यकै आमदामी हुन्थ्यो नि त। अब यो प्रविधिको त चिनमा पनि हराइसक्यो, अब अहिले त एयरजेट लगायतको अत्याधुनिक बुनाइ मेसिनहरू आइसक्यो होइन, तर त्यो मेसिन नै हामीले गर्नु छ भने पनि कहीँ देशको एउटा टावर एउटा धराएर बनाउने पैसा हालिदियो भने त हाम्रो त यहाँ मेसिन त फेरि एयरजेट मेसिन भरिन्छ नि त। अब हेर्नुहोस् 2 वर्षपछि यो सबै 486 यो मेसिन छ, 486 बम्बईको एयरजेट मेसिन जस्तो यहाँ राखिदिने भने हुन्छ कि? देश कहाँ पुग्छ त, कसले गर्ने त, कसरी सोच्ने त,
1: कसैले गर्लान् जस्तो लागेको छ
0: खोइ? अहिलेसम्म त देख्दैन मैले त, त्यो गहिराईमै नजाने नेताहरूमा पनि त्यो गहिराईमा नजाने, कमसे कम एउटा कुनै नेताले त त्यो गहिराईमा सोचिदिनु गरिदिनु एउटा नमुना गरिदियो भयो नि, हरिसिद्धि इँटा टायललाई चलाएको भए पनि हुन्थ्यो, न बुटवल धागो कारखाना, तपाईँ गैँडाकोटमा भ्रिकुटी कागत कारखाना हेर्नुभयो भने तपाईँ त्यो बिजोग, आखिर त्यो ठाउँमा केही भएन, भैँसी मात्रै पालिदियो भए नि त हुन्थ्यो नि, चितवनको ठाउँ हो, घाँस पाइन्थ्यो नि, के गरे क्या, कहाँ छ सरकार, कहाँ छ मान्छे, कहाँ छन् नेता, यो कथा व्यथाकै शिकार हो यो। यो मात्रै होइन तपाईँहरूको यो हेटौँडा औद्योगिक क्षेत्र भएको, अहिले 8 उद्योगहरू अरू पनि यस्तै छन्।

0: कस्तो राम्रो राम्रो मेसिनहरू पठाइदिएको है उबेरमा पनि
1: एकदम. यो कस्तो भने धेरै प्रविधि नभएको अनि हाम्रो जस्तो मुलुकको लागि, हाम्रो त विकासशील मुलुकमा रोजगारी पनि चाहिने, उत्पादन पनि चाहिने, दुइटै कुरो मिलाएरै पठायो उनीहरूले. अत्याधुनिक मेसिनमा चाहिँ त्यो मेन पावर कम लाग्छ, यसमा मेन पावर लाग्छ, मेन पावर लागे पनि स्थानीय मेन पावर लाग्छ अनि स्थानीय कच्चा पदार्थ खपत हुन्छ. त्यो भनेको चाहिँ के भने चाइनिजहरूले अत्यन्तै ठुलो सोचले दिएको उद्योग हो यो. हामीले त्यही जतनले चलाउनु पर्थ्यो तर सकिएन. अहिले पनि थुप्रै उद्योगहरूमा त्यही चिज पब्लिकले चलाउँदा चल्ने, सरकारले चलाउँदा नचल्ने त होइन नि. सूर्यटुवाको चल्ने, जनकपुर चुरो काठ नचल्ने त होइन नि. यो काठको रोलर हो, यो रोलरमा कपडा चाहिँ बेरिने हो, यसमा बेरिएको कपडा चाहिँ यहाँ आएर बस्छ यसमा, अनि यहाँ चाहिँ मिटर नाप्ने, यो कति मिटर भयो भनेर मिटर गर्दै लेख्ने, यसबाट यो मिटर गर्ने र अनि यो चाहिँ पट्याउने. फेरि प्रति एक मिटरमा यहाँ फोल्डिङ हुन्छ अनि पट्टिएको कपडा ठ्याक्कै राखेर अनि प्याकिङ गर्ने पठाइदिने.

0: यहाँ चाहिँ सादा सेतो कपडा मात्रै हो,
1: सिधै कोरा कपडा बजार पनि गयो यहाँबाट। अब रङ लाउने चाहिँ अरू तल छ, अरू शाखाहरू छ। कपडा चाहिँ एक टुक्रा पनि बाँकी राख्नु भएन छ। अब चोर्ने मान्छेले नि दया नै गर्नुभएको छ जस्तो लाग्यो। यो त चोरी नै हो, यसरी त हटाएको छैन नि त कपडा। ल, एक टुक्रा कपडा चाहिँ देखियो, यही नि हो। ल, यो तयारी कपडा, यो यति वर्ष खिँदा पनि यस्तो।
0: तपाईँलाई यहाँको सबैभन्दा मिठो सम्झना भन्नु न।
1: नमिठो नै केही छैन, सबै कुरो जे सम्झे पनि यसको चाहिँ अविस्मरणीय नै हुन्छ क्या। मेरो श्रम जिन्दगीको सुरु नै यहीँ गरेको हो। म र मेरो परिवार दुवैजना यहीँ काम गर्थ्यौँ। उनी त स्पेनिङको अपरेटर थिइन्, म यहाँको मेकानिक थिएँ। बच्चाहरू यहीँ हेटेक्स इङ्ग्लिस स्कुलमा पढ्थे, पढाइ पनि राम्रो थियो। छ त्यही बच्चाहरू आज डिग्री पास गरेका छन्। यो जिन्दगीको सुरुवात र अन्त्य नै यसैको प्रारूप भए हुनाले यहाँ अविस्मरणीय नै छ सब कुराहरू।
0: के हो यो?
1: यो एउटा असाध्यै महत्त्वपूर्ण ठाउँ हो यो। यहाँ यो तल्ने बेलामा कोही पनि मान्छेहरू यहाँ आउनै सक्दैन। यहाँ यो फाइन हो, यसको आवाज यति ठुलो आउँछ कि तपाईँको अब हेलिकप्टर भन्दा अलिकति बढी आवाज। यो भरी पानी हुन्छ यहाँ, यो सबैमा यो ट्याङ्की हो, यो उतासम्म छ। यो तल पानी छ अनि यहाँ चाहिँ पानीको फोहरा, यसले हावा दिन्छ अनि त्यो पानी पानीलाई चाहिँ एकदम पुरै चिसो बनाइदिन्छ। हो, त्यो चिसो बनाएको पानी हावा चाहिँ यसको तलबाट जान्छ फेरि।
0: अनि यो तापक्रम मिलाउनलाई हो यो?
1: हो, त्यो अघि मैले ह्युमिडिटी भने नि, यही एयर कन्डिसनर, यही यही फ्यान चलेर
0: एयर कन्डिसनर यो भनौँ,
1: यही यही फ्यानबाट उत्पादन हुने। यसले हावालाई सक गरेर पानीको फोहराबाट अनि उतापट्टि लैजाने हो। तातो चाहिँदा चाहिँ बोइलरबाट ग्यास ल्याउने हो, होइन, बोइलरको तातो हावा भित्र छोड्ने हो। अनि जब चिसो चाहियो अनि घिउ चलाइदिने। यो माथिबाट यो पुगालहरू ठाउँ ठाउँमा छ नि, यसको चाहिँ यसैबाट आउँथ्यो र यस्तैबाट यो सबैतिर जाने हो।

0: 2051
1: 12-10 हेटौँडा कपडा उद्योग कति मिटर भयो भनेर उहाँले चाहिँ यसरी लेखेर दिनुहुन्थ्यो। फेरि यहाँ भित्र भएको सामानहरू सबै त्यत्तिकै थालेको छ, काम पाइने जति सबै धेरै जस्तो सामानहरू चोरेको हराएको पनि देखिन्छ यहाँ।

सामान्य त यो सामान्य स्याहार सुसारले पनि यो उद्योग राम्रै हुन्थ्यो, सबै भद्रकोलै भाषा के कमसेकम सफाइमा दुई चारजना मान्छे राखिदिने हो भने पनि उद्योग चाहिँ एउटा स्तरमा बस्थ्यो। यो सबै चिज अहिले देशको कुनै न कुनै ठाउँमा उपयोग भइरहेकै छ, यो खेर फाल्नुपर्ने कुनै चिजै छैन। यो त्यसरी यो त अहिले कौडीको मूल्यमा पाउने जस्तो गरेर फालिरहे यत्तिकै, कसले हेर्ने यहाँ? कोही त हुनुपर्ने गार्जेन, कोही पनि छैन। आज होला, भोलि होला, पर्सि होला, त त्यो मान्छे कुर्ने मान्छे कुर्या कुरै, यो उद्योगले पनि त्यसै गरी कुरिरहेछ कुवा होला। जेन्सीहरूले त्यत्तिकै विद्रोह गरेको होइन, केही ध्वस्त भएको छ, केही भएको छ। म त एक इन्च पनि उहाँहरूलाई दोष लगाउने ठाउँ देख्दिनँ क्या। यति सामन्ती मनोविज्ञान जकडिएको छ कि त्यो जकडिएको ठाउँ न त्यही हो कि भन्ने उहाँहरूलाई शङ्कै थियो कि, त्यसलाई तोड्न पायो भने नफर्किन्छ कि भन्ने। तर अहिले फेरि पनि उहाँहरू दङ्ग पर्नु भएको छ, अझै तपाईँको देह सामन्ती सोच अझै फर्केको छैन कसैको पनि। त्यही सोचमा फेरि त्यही बाटोमा अलि दिन त सोच्नुभयो, तर अलि दिनपछि अहिले हेऱ्यो भने अधिकांश मान्छेहरूको मनोवृत्ति फेरि त्यही राणाकालीन सामन्ती सोचमै छ। यो उद्योग यस्तो हुनुको अर्थ हाम्रो देश यस्तै छ भन्ने हो नि त, यो त नमुना हो नि। यो उद्योग जस्तो छ हाम्रो देशको अनुहार यस्तै छ, कोही आउनुपर्छ, कसैले फेर्नुपर्छ। एकातिर त्यस्तो छ, अर्कोतिर अघि मैले भने जस्तो गरिबीको खाल्टो छ, यही चिजले विद्रोह जन्माउने हो नि त, गर्नै पर्छ। अब आउने सरकारले गरेन भने अहिले जति ध्वस्त भएको छ नि योभन्दा धेरै ठुलो ध्वस्त हुन्छ। यो चाहिँ हाम्रो बोइलरबाट स्टिम आउने ठाउँ हो, यो असाध्यै महत्त्वको ठाउँ। मैले ह्युमिडिटी तापक्रम मिलाउने भने नि यहीँबाट खोलेर चाहिँ यो तापक्रमहरू कुन ठाउँमा कति पठाउने, कति गयो भन्ने कुरा हुन्छ र यो चाहिँ यो मेन फाइनल ठाउँ, यो इलेक्ट्रिकको मेन स्टेसन, यहीँबाट पुरै उद्योगभरि यो विद्युतको चाहिँ सप्लाई हुने सब स्टेसन जस्तो। यो चाहिँ यसमा हजारौँ यस्तो सानो सानो चाहिँ उपकरणहरू छन् जुन मार्फत कुनै एउटा शाखाको मात्रै काट्नु पऱ्यो भने यहीँबाट काट्नु पऱ्यो, दिने पनि यहीँबाट हो सबै कुराहरू यहाँ। यो त एक किसिमले भर्खरै युद्ध सकिएको मैदान लड्ने पढिरहेको छ, झुन्डिने झुन्डिरहेको छ, गल्ने गलिरहेको छ। अबको केही समय यत्तिकै छोड्ने हो भने त पुरै उद्योगको हालत यही हुने स्थिति छ। मेन्टेनेन्स गर्ने ठाउँ, काम गर्दा गर्दै सफा गर्दै बनाउँदा बनाउँदै यत्तिकै छोडेर मजदुरहरूको विदाई भएको।

0: गङ्गाई तथा सफाई विभाग
1: 18-18 को सिटिङ भयो, सर्टिङ भयो, ड्रिल भयो. सिटिङ सर्टिङ ड्रिल भनेको पोइन्टको लागि हुने कपडा, सर्टिङ भनेको त्यही भएर सिटिङ सर्टिङ ड्रिल भनेको. 18 काउन्ट भनेको त्यसको चाहिँ त्यो धागोको के अरे मोटाई,
0: कुन धागोले,
1: कुन काउन्टको धागो, कुन नम्बरको धागोको बनायो. यहाँ बसिसकेपछि यो कपडा चाहिँ सर्र यो माथि गएर अनि कपडा तल आएर अनि यो भित्र चाहिँ अब यहाँबाट त्यो सिसा जस्तो हुन्छ, यहाँ सिसामाथि चाहिँ आगोको ज्वाला नै राखेको हुन्छ. त्यहाँ त्यो जुन कपडा बुन्दाखेरि पनि निस्केको भुवाहरू हुँदैन, तल माथिको, माथिबाट पनि तल पनि आगोले सुर हान्ने
0: क्या,
1: झुराझुरी छ नि त्यो सुर जल्छ. त्यो जलिसकेपछि अनि अनि यहाँ आउने बित्तिकै यहाँ पानीमा अब चोबलिहाल्यो यो. अब यहाँबाट धुन सुरु भएको कपडा हजारौँ मिटर कपडा यसमा थुप्रिन्छ, यसैमा यसैमा, अनि यहाँबाट फेरि यो कन्टिन्यू नै जान्छ. यो त्यो जलाउने, झुरामुरा हटाउने र अनि मार पखाल्ने काम यसबाट सक्यो. अनि यो कपडालाई चाहिँ के गर्ने भन्ने यसको तिनवटा बाटोहरू छ. एउटा चाहिँ यति धोइसकेपछि धोएको कुरा कपडा पठाइदिने, मार हटाएको अघि मार भगै पठाइदिएको थियो, यसबाट त्यो धोएको कडा कुरा कपडा पठाइदिए भयो. त्यसलाई क्लोरिन हालेर एकदम सेतो बनाउने हो भने यहाँदेखि पल्लो छेउसम्म पुगेर अनि त्यहाँबाट घुमेर यहाँ आइपुग्दा चाहिँ टक टकाउँदो नैनसु जस्तो कपडा यहाँ निस्कियो. अब कसैलाई सेतो मात्रै कपडा चाहियो भने अब यहीँबाट नि पास भयो, पहिलो भुइँबाट पास भयो, दोस्रो यहाँबाट पास भयो, तेस्रो यहाँबाट पास भयो,
0: तिन थरी निस्के कपडा
1: तिन थरी. अनि यहाँ चाहिँ अब टेक्क पारेको कपडालाई चाहिँ अब यता ल्याउने हो. यसमा त्यस्तो कपडालाई ल्याएर यति मेसिनहरूमा चाहिँ एक एक रङ जे गरे पनि गर्ने, हरियो निलो रातो साडी जे प्रिन्ट गर्ने हो एक रङ प्रिन्ट यहाँ गरिदिने हो. यसमा चाहिँ सिङ्गल रङ लगाउने, रङ बनाएर ट्रेमा हालिदिइसकेपछि यो रोलरमा बेरिन्छ कपडा, यो रोलरबाट बेरिएर त्यसमा बेरिन्छ, त्यसबाट फेरि यो क्या उल्टो सुल्टो उल्टो सुल्टो दुई तिन राउन्ड गरेपछि सबैतिर

0: रङ लाग्छ अनि सुकाउन लैजाने. यहाँ रङ भएको रोलर हुन्छ नि त्यसलाई सुकाउने ठाउँ मेसिन चाहिँ यो. फेरि यसले यो पाइपबाट स्टिम गएको हुन्छ यो भित्र, अनि यो रोलर रोलक्क तातेको हुन्छ. यो तातेको रोलरमा कपडा लाग्दा अनि त्यही सुक्दै जाने हो. यो चाहिँ चाइनामा पनि थोरै भएको मेसिन मात्र. यो यति महँगो यति महत्त्वको मेसिन हो यो. अब यो यहाँ अहिले कौडीको मूल्यमा यहाँ फालिएको जस्तो छ. यसलाई चाहिने कति कलर बनाउने हो सबै रङको यहीँबाट जस्तो 1, 2, 3, 4, 5, 6, 7, 8 अनि 16 कलरसम्म एकैचोटि प्रिन्ट गर्न सक्छ यो मेसिनले. कपडामा बुट्टा हान्ने,
1: कपडामा बुट्टा
0: बुट्टा हान्ने, सादा भएपछि रङ्गिन भयो. हामीले साडी बनाउँदाखेरि साडीलाई एकपल्ट यहाँ घुमाउनु पर्ने हो. के को निम्ति भन्दा त्यो पारीको लागि. यो चाइनिजहरूले भन्थ्यो चाइनामा पनि यो थोरै मेसिन छ, यो त्यस्तो राम्रो मेसिन हो. एक ताका त 8-10 जना भन्दा बढी आर्टिस्टहरू निरन्तर खट्नुपर्ने
1: बुट्टा बनाउनलाई.
0: बुट्टा बनाउन उनीहरूलाई कस्तो कस्तो डिजाइन निकाल्न सक्छन् आफैले हेर्ने, बुट्टा निकाल्ने, बुट्टा निकालेर कम्प्युटरमा हाल्ने, रोलरमा प्रिन्ट गर्ने.
1: के रहेछ यहाँ
0: आर्टिस्टहरूले निकालेको यो डिजाइन हो कि यहाँ यिनीहरूले डिजाइन यो जुन निकालेका छन् नि यो कतिपल्ट छाप्नु पर्यो भनेर यो कुरा गरे कि यो कतिपल्ट छाप्नु र कसरी यो मध्ये कुन कलर गर्ने भनेर. अब यो 192 नम्बरको कुनै एकजना आर्टिस्टले निकाल्नुभयो यो होइन, उहाँले यो बेस सबै कुरा दिनुभयो. अनि यो कुन ढाँचामा निकाल्ने भने यो पनि अप्सन दिनुभयो. एक एक कलाकारहरूले पहिले यो डिजाइन बनाएर कम्प्युटरमा हालेर कम्प्युटरबाट अनि रोलरमा कुदेर

0: कहाँ जान्थ्यो सर यो कपडाहरू?
1: माग पुरा गर्न सक्दैन थियो उद्योग चलनजेलसँग. कति बोलिएछ अहिले पनि आवाज आउँछ. प्योर सुती हो, नेपालगञ्जको कपासको कपडा. यो मेसिनको काम चाहिँ कपडाको अरजलाई तन्काइदिने कि. त्यता खुम्चेको ओरेको केही भाग कपडा हुन्छ नि, आफ्नो गजबाट दायाँ बायाँ गएको, त्यसलाई चाहिँ आफ्नो जे साइज हो साइजमा ल्याइदिने यसले. यसले साइजमा ल्याइसकेपछि यहाँ चाहिँ अब लास्टमा यो कपडाहरूलाई चाहिँ गुणस्तरको छ कि छैन, अगाडिबाट डबल लाइट दिएर त्यो कपडा चाहिँ ठिक छ कि हामीले बजारमा पठाउँदा त्यो कपडा ठिक छ कि छैन फाइनल यहाँ चाहिँ चेक गर्ने. सबै हेरेर आएपछि अनि यसले चाहिँ फोल्डिङ गर्ने. अब यहाँ यहाँ एक एक मिटर गरेर यहाँ पट्याउने. पट्याइसकेपछि अब कति मिटर भयो भनेर गणना गरेर लेखेर अनि यहाँबाट चाहिँ अब यो डिस्टेन्स. सर्वाङ्ग उत्पादन हो यो कपास. लगेर त्यो त्यो तपाईँलाई देखाएको ढोकाबाट जुन कपास छिर्यो त्यो कपास बिहा भएको फोहोर भएको कपास छिरेको हो, र यहाँ आउँदा यो खाले रङ्गिन भएर त्यो ढोकाबाट निस्केको छ. आज आज पनि यसको चाहिँ मजबुती सुन्न सकिन्छ. यो करिब करिब 20 वर्ष पुरानो हुनुपर्छ यो कपडा. यो कपडा यहीँ यहीँ निकाले प्रिन्ट कपडा. अहिले खुब चलेको छ नि महिलाहरूले लगाउने सुरुवाल. यो सुतीको यो प्रिन्टको सुरुवाल बनाएर बेच्ने हो भने 1,00,000 पिस त तपाईँको हिँड्दा हिँड्दै बिक्री हुनेवाला छ. त उद्योग कसरी चल्दैन? कति धेरै नेग्लिजेन्स छ क्या यो. ल द इन्ड भयो.

0: उद्योगको दिन चाहिँ कहाँ भएको थियो?
1: यो उद्योग चाहिँ 2032 सालमा यसको सम्झौता भयो। 32 सालको अन्त्यदेखि 33 सालदेखि यो बन्नै सुरु भयो। 34, 35, 36मा यो बनेर 35 को अन्त्यतिरै बनेर यो सकियो। 36 सालदेखि यो चाहिँ प्रोडक्सनमा गयो। 36 देखि 46 सालसम्म यो उद्योग राम्ररी चलेर 46, 48 तिर त हामीले 2 वर्ष बोनस पनि खायौँ। 48 सालसम्ममा राम्रैसँगले उद्योग

अन्तमा यो 64 देखि त पुरै नै बन्द भयो। आफ्नो शरीर आफैले सम्हाल्न नसकेर लड्ने कुनै चिज हुन्छ भने यो उद्योग ठिक त्यही चिज भयो क्या। अरू सम्हालिदिने कोही पनि भएनन्। एक एक अङ्ग यस्तो बिग्रिँदै गयो कि त्यो अङ्ग उपचार गर्न नि सामान्य उपचारले सक्दैन। एक एक गर्दै धेरै अङ्ग बिग्रिँदै गएपछि कहिले काहीँ गाउँघर चाहिँ ठुलो गाई भैँसी किनेर लिएर आउँछ नि, जुन भैँसी एक एक गरेर लडिसकेपछि उसलाई उठाउने ताकतै हुँदैन। गोलपुरको एउटा किसान जसको 10 कट्ठा जमिन छ, त्यो 10 कट्ठालाई एकीकृत गरेर कपास खेती एकीकृत कपास विकास समितिले त्यो खेती गरायो, खेती लगायो। अर्को वर्ष सुन्दा कपासको भाउ घट्यो, अर्को वर्ष सुन्दा त खोइ कथाको उद्योगै बन्द भयो अरे, अब जाँदैन अरे कपास, अब लाउनु पर्दैन अरे भनेपछि अब ठुटा काटेर अनि जौ रोप्नु परेन अथवा मकै छर्नु परेन। उनीहरू त अहिलेको पछिल्लो विकसित औद्योगिक आश्रयमा पुगिसकेका मान्छे फेरि परम्परागत कृषिमा फर्किनु पर्यो। त्यो कति ब्लन्डर फिर्ता छ, त्यो खपिसक्नु फिर्ता नै होइन नि, त्यो फिर्ता भने ब्लन्डर फिर्ता हो। त्यो राम्ररी गहिरिएर त्यसलाई राज्यले अध्ययन गर्ने कुरा गरिदिएको भए यो त हुँदैन थिएन। जरा पनि हागोले पनि माथिको छानुहरू बिगार्ने, पुरै कपडा उद्योगभरि गुलमर फुलेर रातम्य हुँदा र रङ्गीन मान्छेहरू पुरै काम गरेर फर्किँदा रङ रोकनले झिलिक्क भए फ्याक्ट्री, त्यो बेला त यो चाइनिजहरूले दिएको अनुपम नमुना थियो नि त, यो चानचुने चिज थिएन। चाइनिजले दिँदा पनि उनीहरूले कम सोचेर दिए होइन, मैले तपाईँलाई धेरै भने नि, अनि हाम्रो लागि पनि कम महत्त्वको थिएन यसलाई। चीन राष्ट्रले नेपाललाई दिएको उपहार छानेर यसलाई कुनै हालतमा बिग्रिनु दिनु हुँदैन थियो। चिनको चिनो हो नि त यो त।

0: यो ठुली उकाली दामोदर पहाडको उकालोले साथो खाएको छ। यो वरिपरि यो बालुवै बालुवा भएको सबै यो बालुवाको ढिस्कोहरू परपरसम्म यसरी नै उठेको छ। अर्कै संसार अर्कै दुनियाँमा आएको आवाज हुन्छ
1: यो यात्रा दामोदर कुण्डको। यति चुनौतीपूर्ण यात्रा तर यहाँ हिँड्नुको नतिजा पनि गजबकै पाइन्छ। दामोदर कुण्ड पर्यटक जान्छन् तर हिँड्दैनन्, घोडाबाट मात्र सम्भव ठानिन्छ यताको यात्रा।
2: जय दामोदर कुण्ड,
3: जय दामोदर कुण्ड।
1: घोडा चढ्नुपछि कारण छ। यो एकै दिनको यात्रामा 5200 र 5700 मिटरको दुईवटा पास तर्नुपर्छ। हिँडेर जानु मूर्खतै मानिन्छ तर हामीले यही मूर्खै नै रोज्छ हिँडेरै दामोदर कुण्ड पुग्ने। यात्रा गाह्रो हो, असम्भव होइन, तर यो यात्रा हिँडेपछि पुग्ने गरी नै हिँड्नुपर्छ। बिचमा कुनै सहारा पाइँदैन, बिचमा बास बस्ने कुरै हुन्न, ओत लाग्ने ठाउँसम्म छैन।
0: यो डाँडा पट्नुपर्छ, हुन चाहिँ अब यो सानो देखिएला तर अब निकै छ। जे होस् यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि
1: पहिले 5200 मिटर उक्लिने र तल झर्ने, त्यसपछि 5700 मिटर उक्लिने अनि फेरि 5000 मिटर झर्ने। भन्न सजिलो तर यो लेकमा हिँड्न गाह्रो। हामीले 13 घन्टा लगायौँ दामोदर कुण्ड पुग्न। यो यात्रामा लिन सक्ने जति सबै अनुभव पाइयो। दामोदर कुण्डको सामिप्यता पाइयो, चक्र कुण्डको यो प्राकृतिक चक्र देख्दा दङ्ग परियो, बालुवाको मरुभूमि कटेर यहाँ आइपुग्दा अन्त कहीँ नपाइने कुराहरू भयो।
0: सातो ठाउँमा हुने चिज त्यो यहाँ फल्नु भनेको चाहिँ यहाँ त अब यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ अचम्मकै कुरो। तपाईँहरूको गाउँतिर पनि कुछ हुँदैन नि त
1: ल आउनु, आज अचम्मको ठाउँहरू घुमौँ। दामोदर कुण्ड कसरी पुग्न सकिन्छ त सम्पूर्ण रूपमै हेर।
0: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु।
1: पोखराबाट हामीले हिमालपारीको जिल्ला मुस्ताङ प्रवेश गर्यौं। मुस्ताङको सजिलो ठाउँका धेरैवटा स्थान घुमिसक्यौं हामीले। अप्पर मुस्ताङको लोमान्ताङ छेउको यो चराङ गाउँ हो। यहाँबाट एकतर्फ लोमान्ताङ हुँदै चिनको कोराला नाका जोड्ने सडक जान्छ, तर हामी

0: पूर्व छिर्नेछौ, केही मोटर सडक र फेरि कष्टकर पैदल यात्रा गर्नेछौ। अब
1: हामी अहिले चारङ गाउँमा छौँ। चारङ गाउँबाट हाम्रो यात्रा दामोदर कुण्डको एकदमै चुनौतीपूर्ण यात्रा छ, किनभने हामीले 5600 मिटरको पास, 5200 मिटरको पास तरेर फेरि तल झरेर दामोदर कुण्ड पुग्नुपर्छ। लेक लाग्ने समस्या उस्तै छ र अहिले चिसो उत्तिकै छ, माथि बर्खाको मौसम हो, तर दामोदर कुण्ड जाने समय पनि यही हो। हामी यहाँबाट अब फेरि यारा घारा गाउँ कट्दै माथि ठाटीमा बस्ने हाम्रो आजको योजना छ। हामी घाराभन्दा पनि केही अगाडिसम्म चाहिँ मोटरसाइकल जान्छ भन्ने सुनेका छौँ। अब यो उकालोमा फेरि तान्दिरहेका दुईजना छौँ एउटा मोटरसाइकलमा, प्रयास गर्दैछौँ कहाँसम्म पुग्नेछौँ र त्यहाँबाट फेरि पैदल हिँडेर आज ठाटी पुग्ने योजना छ। बिहानै हामी यो चराङ गाउँबाट निस्किँदैछौँ।
0: हामी अघि बढ्यौँ दामोदर कुण्ड लक्ष्य राखेर। यो चराङ गाउँ दामोदर कुण्ड जाने आधारको गाउँ हो, जुन पोखराबाट लोमन्थाङ आउने मुख्य सडकमै पर्छ। गाउँ सकियो, तल खोज रहेछ, हामी खोला झर्नुपर्ने रहेछ। अब सडक अवस्था र पदमार्गको विषयमा हामी अनभिज्ञ नै छौँ, सोध्दै खोज्दै नै जानुपर्ने अवस्था छ। हेरौँ पुगिएला जसरी पनि। हामी तल झरेर नदी किनारमा आयौँ। यो सायद कालीगण्डकी नै हुनुपर्छ, कालीगण्डकी या यसको कुनै शाखा नदी हो यो। हामी नदी किनार नै बढ्यौँ, जानुपर्ने त अर्कोतर्फको पहाडतिर हो। यहाँ नदी तर्ने पुल यता रहेनछ, सायदै पर कतै पक्की पुल होला। यताको भूगोल यस्तो छ, हरियालीको कुनै नाम नै छैन, खुस्रो डाँडाहरू छन् वरपर सबैतिर, वारी यस्तो, पारी पनि त्यस्तै नै छ।

0: पुल तरेर हामी यो वल्लो भित्तामा आयौँ। यता हामी जानुपर्ने त उतैतर्फ नै हो। यता केही हरियाली छ, यहाँ सानो गाउँहरू पनि रहेछन्, सुर्खाङ गाउँ र धी गाउँ देखियो।
1: अब कता जाने र? दुईटा बाटो छ, हामी अल्मल्यौँ यहाँनिर। अब यता सुर्खाङ भनेर चाहिँ लेखेको छ, अब यहाँ अर्को दो बाटो छ, तर के समस्या भने अलि तलतिर पनि हामीले एउटा बाटो छोड्यौँ। यहाँ एउटा म्याप त छ, म्याप मैले हेरेँ, तर म्यापमा के छ भने दुईवटा बाटो मात्रै छुट्याएको छ। अब त्यो दुईवटा बाटो यो हो कि दो बाटो त्यो हो, अब यो सोध्नलाई मान्छे अनि भेटिएन। अब के गर्ने,

0: हामी जानुपर्ने त उचाइतर्फ नै हो, त्यही भएर उकालो बाटो लियौँ र बढ्यौँ। कोही भेटिए सोध्नेछौँ, बाटोको जानकारी लिनेछौँ।
1: चराहरू बस्दो रहेछ त्यो दुलोमा, हेर्न गिद्ध गिद्ध बस्दो रहेछ, चिल हो कि गिद्ध हो यो? त्यो दुलो दुलोमा त गिद्धहरू चिलहरू बस्दो रहेछ हेर।
2: गिद्धको त टाउको लामो हुन्छ होइन,
1: यो चिल जस्तो लाग्छ, चिल होला यो।
0: हामी यारा गाउँ सिर्दैछौँ, यारा पुगेपछि निश्चित भयो हामी सही बाटोमै छौँ। हामीले यारा र घारा दुईवटा ठुला गाउँ कट्नुपर्छ भन्ने जानकारी लिएका थियौँ। यो यारा गाउँ वरिपरि सबै पायलपुर फुस्का डाँडाहरूको बिचमा हरियाली स्थानमा बसेको छ गाउँ। यताका परम्परागत घरहरू अत्यन्त राम्रो लाग्छ मलाई। यी माटोको घरहरू गाउँ राम्रो छ, सुविधा पुगेको छ, सडक विद्युत सबै, हाल त चिन नाका खुलेको छ, व्यापार सजिलो छ। यस्ता चिनिया मोटरसाइकलमा चिनकै व्यापारीले सामान पसलसम्म पुर्याइदिन्छन्।

यारा र गारा दुई गाउँ बिचको यो स्थान निकै रमाइलो लाग्यो। रोकिएरै हेर्यौँ हामीले, पर परसम्म आँखा अगाउन्जेल हेर्न पाइन्। हामी तल झरेका थियौँ, फेरि केही उचाइ लिँदैछौँ। सडक छेउ ससाना यस्ता बोट बुट्यानहरू थपिँदै गयो। अब यस्तै बुट्यान र हरियो चौथ पशुका निम्ति चरण क्षेत्र हुन्। यता घोडाहरू चढ्दै गरेको देखियो। दामोदर कुण्ड पुर्याउने घोडा यिनै हुन्। हामी घारा आइपुग्यौँ। निकै ठुलो बस्ती देखिँदैछ घारामा।

0: सबै उस्तै माटोका घरहरू भएको गाउँ छ यो। समुद्री सतहभन्दा करिब 3900 मिटर उचाइमा अवस्थित घारा गाउँ दामोदर कुण्डतर्फको यात्रामा यो नै अन्तिम गाउँ हो। अब यसअघि निर्जन ठाउँ छ। दामोदर कुण्ड जाँदा पर्यटकहरूले प्राय घोडा रोज्छन्। घोडाको बन्दोबस्त यतै गर्नुपर्ने हुन्छ। यस यात्रामा दुईवटा अग्लो डाँडाहरू कट्नुपर्ने हुन्छ, एउटा 5200 मिटर अग्लो र अर्को 5700 मिटरको। हिँडेर जाँदा निकै कसरत गर्नै पर्छ, जोखिम उत्तिकै रहन्छ। त्यसैले यतै गाउँतिरै घोडाको बन्दोबस्त गर्नु उचित हुन्छ।
1: समुद्री सतहदेखि करिब 3900 मिटर माथि आइसकेछौँ हामी। यो गाउँलाई घारा भनिन्छ। अब घारा चाहिँ दामोदर कुण्ड जानको लागि अन्तिम गाउँ पनि हो। यहाँदेखि माथि गुम्बा छन्, तर बस्नको लागि थाँटीहरू छन्। अहिले यो साउनको समयमा चाहिँ मुक्तिनाथ मन्दिरद्वारा चाहिँ यहाँनिर चाहिँ खाने बस्ने सुविधाहरू प्रशस्त छ, ठाउँ ठाउँमा छ। अब हामी यहाँनिर खाना खान्छौँ, अलिक अगाडिसम्म चाहिँ मोटरसाइकलै पुग्ने भन्ने जानकारी पायौँ। त्यो कारणले हामी मोटरसाइकलमै केही अगाडिसम्म जान्छौँ भने त्यहाँबाट चाहिँ पैदल हिँड्नुको विकल्प छैन।
0: अन्तिम गाउँ घारा निकै पृथक देखिन्छ। वरिपरि फुस्रो पहेँलो जमिन बिच बसेको घारा गाउँमा थोरै खेतीयोगी जमिन देख्न सकिन्छ। तलबाट खोला बहनाले पानीको स्रोत छ। पानी नहुँदो हो त यस्तो स्थानमा बसोबास सम्भव नै हुँदैन। कुनै अरबी मरुभूमि समान देखिन्छ यो स्थान। हामीले घारामा खाना खायौँ। यहाँ खाना खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू छन्। सडक यहाँसम्म मात्र छैन, माथिको डाँडासम्मै पुगेको रहेछ। हामीले माथि डाँडासम्मै मोटरसाइकल पुर्याउने निधो गर्यौँ। घोडा लैजाने र नलैजाने भन्ने विषयमा हाम्रो पनि सल्लाह भयो। अहिलेको मूल्य अनुसार प्रति घोडाहरू 10,000 पर्दो रहेछ। माथि गाडी पुग्ने अन्तिम स्थानबाट घोडालाई सवार गराउने रहेछ। ओह्रालोमा झर्नुपर्ने र उकालोमा मात्र घोडाले चढाउने हुँदो रहेछ। यहाँ गाउँमा बुझ्दा सबै पर्यटक घोडामै जाने गरेको बुझ्यौँ, तर हामीले आफ्नो खुट्टामा विश्वास राख्यौँ, हिँडेरै जाने दुस्साहस गर्यौँ।
1: लाग्यौँ हामी खाना साना खाएर यो घाँडा गाउँबाट, थाहा छैन कहाँसम्म मोटरसाइकल पुग्छ, जहाँसम्म अन्तिम पुग्छ त्यहाँसम्म पुर्याउनेछौँ। र आज कसेर हिँड्नुपर्छ माथि पुग्नलाई, किनभने अलिकति ढिलै भइसक्यो। भरे जो 7 सम्ममा हामी छाँटी चाहिँ पुगेर बस्ने हाम्रो योजना छ। हामी कहाँ गएको गएको, अब गएको गई गएको गई, यस्तो छ। यता दाहिनेतिर हेरौँ, माथिको डाँडासम्म बाइक पुग्छ।
0: यता अघिको डाँडाहरू छिचोलेर माथि जानुपर्ने, कति माथि कति माथि। जे होस्, अब यात्रा रोचक हुनेछ। यता देब्रेतर्फ माथि अर्को रोचकता देखियो, अचम्मको स्थान। जमिनबाट 81 माथि उठेको डाँडाको चुच्चे पहाड, यही पहाडको माथि अनाकन्टारमा बसेको लुरी गुम्बा। वरिपरि प्राकृतिक मानेजै देखिने चुचुराहरूको मध्यमा छ लुरी काबुङ। महत्त्वपूर्ण लामाको मृत्यु पश्चात उनीहरूको सम्झनामा जुन छोर्तेन बनाइन्छ त्यसैले काबुङ भनिन्छ। भनिन्छ यो क्षेत्रमा 21 काबुङ छन् रे, जसमध्ये 3 मात्र पत्ता लागेका छन्। एउटा काबुङ यहाँभित्र छ, लुरी काबुङ। आफै उत्पत्ति भएको सिसाको छोर्तेन छ रे त्यहाँभित्र। यस्तो भिरमा रातो रङको 3 भएको गुम्बा हेर्दै विषत्त देखिन्छ। लुरीको अर्थमा लु भनेको नाग र रि भनेको पहाड। पहिले यता नागले दुःख दिन्थ्यो, जसकारण गुम्बा बनाउनु पर्यो यहाँ। यहाँभित्र काबुङ छ, त्यही भएर पुरा नाम चाहिँ लुरी काबुङ गुम्बा। समुद्री सतहभन्दा 4000 मिटर उचाइको लुरी गुम्बा लामाहरूको ध्यान गर्ने स्थान पनि हो। यहाँ लामाहरूले 3 वर्ष 3 महिना 3 दिन बसी ध्यान गर्थे। यहाँ लामाहरूको ध्यान कक्ष झ्यापा मोलिनु छ, जहाँ हरकै जान पाउँदैनन्। महिलाहरूलाई वर्जित छ र पूजा गर्ने लामाले मुख छोपेर मात्र जानुपर्ने हुन्छ। हामी लुरी गुम्बाबाट अझ अघि बढ्यौँ। लुरी गुम्बाकै फेदीमा यस्तो संरचना देखियो, सायद गुम्बाकै भाग हो कि त, यसै भन्न सकिएन। अब यो नै अन्तिम मानवीय संरचना। यसअघि 2 ठाउँमा ठाँटी छन्, त्यसबाहेक अन्य मानवीय संरचनाहरू भेटिने छैन। हामी पहिले खोला झर्ने रहेछौँ, त्यसपछि भयङ्कर उकालो देखिँदैछ। 4000 मिटर भन्दा थप उचाइ चढ्नेछौँ हामी।
1: साथी मरेर बाइक तानौ, तान्न चाहिँ हेरौँ। यतिको छ भने त सजिलो भयो, ल तल निकै अप्ठ्यारो थियो। अब यहाँ चाहिँ केही सजिलो आयो, हामी माथि उचाइ लेकोहरूले अचानक चाहिँ 81 चाहिँ चढेको उकालो पार गर्दैछौँ। हेरौँ यहाँ अगाडिदेखि अप्ठ्यारो आयो, हरियो हरियो हरियो डाँडा पो आयो त माथि आएपछि त। फेरि अब हामीले त्यो थर्लक्कै डाँडा काट्नुपर्छ, मोटरसाइकल चाहिँ डाँडा कटेर कटेर राख्नुपर्छ हामीले, र त्यहाँबाट हिँड्नुपर्ने हुने रहेछ।
0: हामी 4000 क्रमशः 41-42 हुँदै अघि बढ्दै गयौँ। मोटरसाइकलको शक्तिमा पुरै रास आएको

0: तान्नै सक्दैन साधारण उकालोमा पनि।
1: ल एकछिन हामी बिसायौँ यहाँनिर, यो मोटरसाइकल इन्जिनलाई पनि आराम दिनु पर्यो, उकालो सानो छैन। यो फेरि अलिकति गलत चाहिँ गलत हो, हामीले एकैचोटि तलबाट यति धेरै माथि आउनु चाहिँ यो एक्लोमाटाइसनको नियमले मान्दैन। शरीरलाई एकैचोटि अक्सिजन लो भएको ठाउँमा पुर्याउनु हुँदैन, तर पनि अब बाध्यता हाम्रो, केही समय भए पनि दूरी घटाउँ, मोटरसाइकल जानेसम्म चाहिँ प्रयासै गरौँ भनेर हो। हामी हिँडेको बाटो तल, अब यो कहाँ हो कहाँ हो चिनिँदैन, गाउँ छोडेर थोरै आइएन, खाना खाएको गाउँ तल घारा, त्यहाँबाट पारीको ठाउँहरू चिनिएन, अब कुन हो कुन हो उता, सबै सानो सानो थुम्को जस्तो देखिन थाल्यो। हुन चाहिँ त्यो विशाल विशाल पहाडहरू हुन् त्यहाँनिर, सबै पहेँलो सेतो अनि पारीको चाहिँ निलो देखिन्छ। अब हामीलाई अहिले साँच्चै भन्दा चाहिँ कहाँ गएको गएको, कति टाढा गएको गएको जस्तो अनुभव भइरहेको छ। अब त हामीले गाउँघर पनि भेट्ने छैनौँ, माथि चाहिँ त्यो ठाटीमा चाहिँ मान्छेहरू हुनुहुन्छ अरे, त्यो कारणले आशा छ मान्छेहरू भेटिनुहुन्छ भन्ने चाहिँ। तर आज अब मोटरसाइकल राखेरै हामीले हिँड्नुपर्ने अवस्था छ, बिस्तारै बिस्तारै जान्छु, समय त छ, जे होस् बेलुकासम्ममा ठाटी पुग्यो भयो।
0: समथलमा सहजै उक्लिन्छ मोटरसाइकल, उकालोमा तान्दै तान्दैन, एकजना ओर्लिनुपर्छ, एकजनालाई मात्रै चाहिँ लान्छ मोटरसाइकलले।
1: तान्दैन हो तान्दैन,
0: हामी माथि चौर भए ठाउँमा आइपुग्यौँ, समुद्री सतहभन्दा 450 मिटर उचाइमा। यहाँ जङ्गली जनावरहरू प्रशस्त देखिँदैछन्, सायद यी नाउर हुन्, जङ्गली भेडाहरूको बथान ठुलो रहेछ। यो ठुलो चौर झन्डै 5000 मिटर उचाइमा, मैले अहिलेसम्म मोटरसाइकल पुर्याएको उच्चतम बिन्दु हो यो।
1: हामी यो स्थानमा आइपुग्यौँ, अब यसलाई ठ्याक्कै के भन्छ थाहा छैन, तर मोटर आउन सक्ने सायदै अन्तिम बाटो यो हो। यहाँदेखि अगाडि अप्ठ्यारो छ, बाटो त चौडाइ चाहिँ लान सकिँदैन, धेरैवटा गाडीहरू चाहिँ यहाँ राखेको देखेर हामीले पनि मोटरसाइकल यहीँ राख्यौँ। अब हामी जानुपर्ने सायदै यो भेग हुनसक्छ, यो भेगमा चाहिँ हामीले ठुला ठुला पहाड चट्टानहरू देख्छौँ, पर गोरेटो जस्तो देखिँदैछ। अब यसै हेर्दा त निकै 4-5 घन्टै हिँड्नुपर्छ होला, त्यो पहाड छिचोलेर नि कति हो, सुनेसम्म चाहिँ त्यो पहाडको चुचुरोमा कतै ठाटी छ हामी बस्ने भन्नेसम्म चाहिँ हाम्रो एउटा आकलन छ। हेरौँ अब जे पर्छ भोग्दै जाने हो, अवर चाहिँ नपरियोस् त्यति नै मात्रै कामना छ। अब डङ्की डङ हिँड्ने हो, बाटो त ठुलै छ, तर अहिले मोटरगाडी आउन सक्दैन किनभने सबै यो के भन्ने ढाटहरू ढुङ्गाहरू छ। अब हिँड्ने कता हो, यता पनि गोरेटो छ, यो बाटो चाहिँ फेरि यता गएको छ। अब यतै जान्छौँ हामी, बाटो छोड्दैनौँ, हराउँदैन होला, दुईजना मात्रै छौँ। त्यहाँ पुगेपछि आजको बास थाटीमा बस्छौँ। थाटी मैले सुने अनुसार चाहिँ मोटरसाइकल राखेर त 1 घन्टै पुगिन्छ भन्ने सुनेको, हेरौँ कति टाढा छ, त्यति धेरै त हिँड्नु पर्दैन होला सायदै। हिँडेको 1/2 घन्टा भयो, अब चाहिँ थाटीदेखि यस्तो भाइ, थाटी यहाँ अगाडि दुईटा हामीले निलो निलो देख्यौँ, पक्का त्यो थाटी हुनुपर्छ, धेर लाइन रहेछ। हामी कति 1/2 घन्टा त हिँड्यौँ माथिबाट, थाटी आइपुगिहाल्यो।
0: तल गहिरोमा रहेछ थाटी, घिउमा थाटी भनिन्छ यसलाई। यहाँ बास बस्ने 3-4 संरचनाहरू देखिँदैछन्, हाम्रो बास सायदै यहीँ हुनेछ आज। माथि मोटरसाइकल राखेर करिब 1 घन्टा फटाफट हिँडेर हामी यहाँ आइपुग्यौँ। मोटरसाइकल 4950 मिटरमा राखेर हामी 4850 मिटरमा झर्यौँ। भोलि हिँड्नुपर्ने बाटो पारी देखिँदैछ, थाटीमा कोही देखिनुभयो, सायद बटुवा हो कि त यहाँको रखवालाहरू हुनुहुन्छ।
2: भोलि चाहिँ अलि टाढो छ, आज भन्दा
3: दिन पऱ्यो,
2: भोलि दिन पऱ्यो,
3: दिन
2: पऱ्यो, जान्छ होला नि
1: हिँडेर त। दुईजना मात्रै हो ए, जुम्मा थाटी हामी त बाइक ल्याएर त्यहाँ राख्यो नि त, डाँडामा त्यो गाडीहरू राखेछ नि त्यहाँ राखेर, यति त हिँड्यो थोरै।
0: साँच्चै भन्दा उहाँहरूले पत्याउनु भएन, हामी हिँडेर जाने कुरामा विश्वास गर्नु भएन उहाँहरूले। यो घिउमा ठाटीबाट घोडामा जानेहरूलाई 1 दिन पुरै लाग्छ, हिँडेर जान मुस्किल पर्ला नै भन्नुभयो उहाँहरूले। जे होस् आज सुरक्षित ठाउँमा आइपुग्यो, भोलिको दिन जे पर्ला पर्ला, हिँडेरै जानेछौँ हामी।

0: यो ठाँटी चाहिँ म्याप्तीको शिवालयले सञ्चालनमा ल्याएको रहेछ। यो दुई महिना सञ्चालित हुन्छ, अब दुई चार दिनमै बन्द हुनेछ। यो साउनसम्म मात्र खुल्दो रहेछ यहाँ।
1: हामी यो घुममा ठाँटी भन्ने ठाउँमा आइपुग्यौँ। 4856 मिटरको उचाइ हो यो। यो अहिले आएर यहाँ बुझ्यो, हामी त कति पनि आइएको रहेछ आज। भोलि जानलाई धेरै छ, बिहान 5-6 बजे नै हिँड्नु पर्यो भोलि भन्ने हामीले सोचाइराख्यौँ। किनभने त्यति छिटो हिँड्दा पनि उहाँ चाहिँ 4-5 बज्छ होला सायदै पुग्दाखेरि। अब हामी यहाँ बस्छौँ, यहाँ बसेर चाहिँ उपाय, यहाँ नबस्नुको उपाय छैन, किनभने बिचमा अर्को बस्ने ठाउँ छैन, दामोदर कुण्ड नै हो। अब भोलि चाहिँ हाम्रो वास्तविक सङ्घर्ष सुरु हुन्छ।
0: वास्तवमै भोलि हाम्रो सङ्घर्ष पूर्ण दिन रहनेछ। भोलि मात्र होइन, फेरि फर्केर आउँदा पनि दिनभरि नै लाग्नेछ। यो स्थान 4850 मिटरमा छ, झण्डै यही उचाइमा छ दामोदर कुण्ड, तर बिचमा 5200 र 5700 मिटर अग्ला डाँडाहरू पार गर्नुपर्ने हुन्छ। ठाँटीभित्र आगो बलियो, तातो पानी ताप्दैछ, यहाँ खाना बस्न निशुल्क रहेछ। ठाँटीमा हाम्रो अलावा पोखराको टोली हुनुहुन्छ, घोडामा जाने रे उहाँहरू। ठाँटीमा सेवा दिने घाराको आमा, रुकुमबाट सेवा प्रदान गर्न आउनुभएको दाजु हुनुहुन्छ यहाँ। उहाँहरूले चाहिँ लेक लागेका बुबालाई डोकोमा हालेर दामोदर कुण्डबाट यहाँ ल्याउनु भएको। बुबा लेक लागि फर्किनु भएको, अन्तिम अवस्थामा हुनुहुन्छ भने अर्को बुबा चाहिँ यहाँ आइपुग्दै लेक लागिसकेको पनि हुनुहुन्छ। घोडामा नअडिएपछि डोकामै ल्याए दामोदर कुण्डमा संरचना बनाउने यी भाइहरूले।
1: ल, हामी यो ठाँटीबाट अब आज बिहानै निस्किन तयारी गर्दैछौँ। एकदमै धेरै उसै लागेको छ, अगाडिको बाटो पनि देखिने अवस्था छैन। बिहानको करिब 7 बजे हामी अब अगाडि निस्क्यौँ। करिब 12 घन्टा निरन्तर छिटो छिटो हिँड्दा चाहिँ आज दामोदर कुण्ड पुग्न सक्ने अवस्था छ। जहिले पनि बिहान चाहिँ यो बर्खामा मौसम यस्तै हुँदैछ अरे, पानी पनि अलिअलि छिटाइरहेको अवस्था छ। भोलि फर्केर आउँछौ। कति उकालो रहेछ है बाटो, एकैचोटि हामी उकालो हिँड्न सुरु गरेको, झन्डै 5151 मिटर आयौँ होला 4800 मिटरबाट हिँडेको। बाटो यस्तै छ, उकालो कतै समतल, धेरै चाहिँ उकालो छ। तल फेरि हामीले खोला तर्यौँ, अब खोला तरिसकेपछि फेरि उकालो सुरु भयो। अब हामी माथि 5200 मिटरको उच्चतम बिन्दु पुग्छौँ, फेरि झर्छौँ भने 5600-5700 चाहिँ हाम्रो अधिकतम चाहिँ उचाइ रहन्छ यो यात्रामा। त्यहाँबाट फेरि केही झरेर हामी फेरि दामोदर कुण्ड पुग्नेछौँ।
0: यो यात्रामा अब 8 गरेपछि पुग्नै पर्छ दामोदर कुण्डसम्म। बिचमा घर संरचना त के ओत लाग्ने ठाउँसम्म छैन रे। 5200 कटेर फेरि 4800 झर्ने, अनि फेरि 5700 कटेर अन्तिममा 5000 पुग्नुपर्छ। अर्थात् उकालो ओह्रालो, फेरि उकालो अनि ओह्रालो। सबैभन्दा ठुलो समस्या लेक लाग्ने नै हो। यहीँ नै अक्सिजन कम भएको अनुभव हुँदैछ। हामी जम्मा 5000 मिटरमा मात्र छौँ अहिले। अगाडिको डाँडा देख्दा हरेस खाइन्छ, हिँड्न सकिँदैन होला त्यहाँ त भने यस्तो लाग्छ। सायद त्यो 5200 मिटरको डाँडा होला अघि। बिहानैबाट लागेको हुस्सु केही कम भयो। अब चाहिँ हामी बिसाएको ठाउँबाट वरपर हेर्दा यस्तो देखियो। हामी उपत्यकामा छौँ, अब कहाँबाट ठाडो उफ्रिनु पर्ने हुन्छ 5200 डाँडा पुग्नलाई। 5200 पुगे त केही ढाडा साउँथ्यो होला सायद।
1: हिँडेको 2 घन्टा भयो हामी तलबाट। माथिको त्यो सानो डाँडा र ठुलो डाँडा छ 5256 को, तल्लो डाँडै पुगेको छैन। अब तल्लो डाँडा 5200 पुग्यो भने त त्यहाँबाट फेरि ओह्रालो झर्ने हो। कति भन्दाखेरि जति हामी आयौँ अहिले त्यति नै ओह्रालो झर्ने, त्यही हाइटमा पुग्ने, अनि फेरि 5600-5700 मिटरको अग्लो डाँडा चढ्ने। भनेपछि यात्रा सजिलो चाहिँ रहेन, निकै मुस्किल परेको छ। मौसम अलिअलि खुल्दैछ, तल हामी हिँड्दाखेरि जुन तुवालो थियो, तुवालो भन्दा नि उसले त्यो चाहिँ अलिक छट्दैछ। अब अलिअलि वरिपरिको दृश्यहरू अलिक मजाले देख्न थालिएको अवस्था छ।
0: हामी 5200 डाँडा चढ्दैछौँ, लगभग यही अघि निस्कनेछौँ हामी डाँडामा। हेर्दा सजिलो तर हिँड्न गाह्रो छ यता, सास तान्न मुस्किल, एकैछिनमा स्यास्या भइहालिने। यो उकालो छिचोल्दै आएको हामी बालुवाको पहाडमा तेर्सो बङ्ग्याएर गोरेटो चढाइएको छ। छिटो त हिँड्नै सकिँदैन, बिस्तारै नै हामी चढ्दैछौँ उकालो।
1: ऊ त्यो ढुङ्गा चाहिँ कस्तो, यहाँ कतै त्यस्तो खालको चट्टान नदेखिने, एउटा मात्रै ढुङ्गा, सबै छन् भने यो माटोको ढिस्को छन्। कहीँ कहीँ चट्टानहरू सुतेका छन्, तर त्यो चाहिँ उठेको ढुङ्गा अलिकति अनौठो देखिरहेको छ यहाँबाट।

0: यो स्थानलाई भनिन्छ सानो डाँडा। यो सानो डाँडाको कारण भन्नुको कारण चाहिँ यो 5200 र 5700 मध्येको 5200 डाँडा चाहिँ यो हो। यसको वास्तविक नाम त अर्कै होला थाहा भएन। अब यो ठाउँ चाहिँ ठ्याक्कै फेरि मरुभूमि जस्तो छ। यो वरिपरि यो बालुवै बालुवा भएको, सबै यो बालुवाको ढिस्कोहरू परपरसम्म यसरी नै उठेको छ। अर्कै संसार अर्कै दुनियाँमा आएको आभास हुन्छ। यहाँ वरिपरि एकताल दृश्य हेरौँ। अहिले अलि हुस्सेले साथ दिएको छैन दृश्य हेर्नलाई। फर्किँदाखेरि हामी यहाँको दृश्य लिनेछौँ र फेरि सायद राम्रो दृश्यहरू भेट्यो भने खिच्दैछौँ। तर त्यो चाहिँ एकदमै धेरै मनमोहक ठाउँ छ। 5200 मिटर हिँड्नलाई एकदमै धेरै अप्ठ्यारो छ, तर हामी बिस्तारै बिस्तारै यहाँ आइपुग्यौँ। लगभग 3 घन्टा त भयो। यहाँदेखि तल जानुपर्छ फेरि ओह्रालो, अनि अहिलेकै हाइट जुन हामी हिँडेको छौँ आजबाट, त्यो हाइटबाट फेरि 5700 मिटरको डाँडा चढ्नु छ। 5200 मिटरको यो सानो डाँडा कटियो। अब अलिक मनोबल बढ्यो हाम्रो। सानो डाँडाबाट बाटो ओह्रालो लाग्यो, तर यो ओह्रालो हिँडाइको सम्पूर्ण क्षतिपूर्ति त्यो 5700 ठुल डाँडाले तिराउनेछ।
1: मौसम खुलो तुवा, यो हुस्से गयो, तुवालो भन्दा नि यो हुस्से नै हो, एक प्रकारको बादल हो भनौँ न। धेरै उचाइमा छौँ हामी। अब हामी फेरि तल झरेर उकालो, अनि फेरि तल ओह्रालो, अनि यो ठुलो डाँडा चाहिँ देख्दै डर लागिरहेछ। 5700 मिटर पुग्न अब चान्चुने कुरा होइन, फेरि तलै झर्नुपर्छ। लगभग 4800 मिटरबाट फेरि 5700 मिटर भनेपछि निकै ठुलो चुनौती छ। अहिले नै हामी धेरै थाकिसकेको अवस्था पनि छ।
2: अहिले 10 बजेतिर मौसम खुल्यो। बिहान त हुस्सुले ढाकेको थियो, अब भने दृश्य स्पष्ट हुँदै आयो। सायद अझै छुद्रेला मौसम। अब सन्ताउन्न सयको डाँडा देखियो, अजङ्गको पहाड। अहिले हिउँ नपरेर हो, हिउँमा त यो हिमालय हो, हिँड्नु निकै छ अझै। आफैले हौसला दिनुपर्छ आफैले। यहाँ आएर हरेस खायो भने चाहिँ केही उपाय छैन, निरन्तर अघि बढ्नु छ। बेलुका बास बस्ने ठाउँ पुग्न सकिएन भने के हालत हुन्छ कल्पनै नगरौँ। पाँच हजार मिटर उचाइभन्दा माथि जुनसुकै समय जोसुकैले लेक लाग्न सक्छ। अल्टिच्युड सिकनेस प्राणघातक हुन सक्छ। बिरामी नै भइयो भने पनि फेरि हिँड्न नसकिएला। एउटा आशा छ, पछाडि घोडामा पर्यटकहरू आउँदैछन्। हिजो ठाडीमा समय भएकाहरू भन्दा हामी छिटो निस्किएका हौ।
0: पानी छ, पानी थापेर ल, तातो पानी छ, त्यो मिक्स गरेर खाइदिउँ। खोला रहेछ तल।
2: समस्यामाथि समस्या। अब यहाँ आएर थाहा पाइयो, हामीले रेनकोट लगायतका उत्तिने लुगाहरू तल नै छोडेछौँ। सामान छाँटेर बोक्ने सिलसिलामा सामान छुट्यो। अब फर्काँदा पानी हिउँ या फाप्रै बसियो भने हाम्रो महाभिजोग हुनेछ। यहाँ त जाँदा जति उकालो ओह्रालो हुन्छ त्यति नै फर्कँदा पनि पर्नेछ। गोरेटो यहाँबाट ओह्रालै ओह्रालो झरेको छ। तल खोला पुगेपछि चाहिँ उकालो चढ्नु पर्नेछ सायद। खोला झर्न अझै निकै छ।
1: हामी धेरै तल झर्यौँ। अब यहाँबाट चाहिँ स्पष्ट देखिँदैछ, हुस्से त छ। यो डाँडा कट्नुपर्छ। हुन चाहिँ अब यो सानो देखिएला, तर अब निकै छ। जे होस् यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि त्यहाँबाट सुने अनुसार चाहिँ फेरि केही ओह्रालो अनि तेर्सो भएर दामोदर कुण्ड पुगिन्छ। जे होस् हिँड्नलाई आधी बाटो चाहिँ अलिकति आइएकै छैन, अझै धेरै हिँड्नै छ।

0: ठाउँ चाहिँ मान्नै पर्छ। यस्तो दृश्यहरू सायदै विश्वको अन्त ठाउँहरूमा पाइएला। एक प्रकारले हेर्दा त यो मरुभूमि नै हो, शीत मरुभूमि अर्थात् चिसो मरुभूमि। यो अप्पर मुस्ताङको पनि कुनाको भेग हो। नेपालको नक्सामा उत्तरमा जुन सबैभन्दा उठेको डल्लो या टुटुल्को परेको भाग छ, हामी त्यही छौँ। हत्तपत्त पर्यटकहरू नआउने ठाउँ हो यो। जति पर्यटक आउँछन् धार्मिक प्रयोजनका निम्ति आउँछन्, अर्थात् दामोदर कुण्डमा पूजा आजा गर्ने हेतु। भारतीय पर्यटकहरू धेरै आउँछन्। दामोदर कुण्डको महत्व नेपालीलाई भन्दा भारतीयलाई बढी रहेछ। तर हाल चर्को पर्मिट शुल्क भएकोले संख्या भत्तै घटेको बुझियो। पर्यटन सम्बन्धी धेरै नीतिगत समस्या छ हाम्रो देशमा। यो क्षेत्रमा धार्मिक पर्यटनलाई बढावा दिने नीति ल्याउन सके हामीले अवश्य फाइदा पुग्नेछ। तर नीति नियम बनाउने निकायलाई सायदै थाहा छैन यहाँ के आवश्यकताहरू छन् भनेर।
1: हामी निकै तल झरेर फेरि यो नदी भए स्थानमा आयौँ। हामी जति चाहिँ तलको ठाँटीबाट हिँडेको थियौँ

0: लगभग त्यही उचाइ करिब करिब चाहिँ झर्यौं। यहाँनिर पनि एउटा ठाँटी देखिन्छ, तर यहाँनिर चाहिँ बास बस्न त सकियो, तर उड्ने ओछ्याउने र खाद्यान्न चाहिँ आफूसँग हुनु आवश्यक जस्तो लाग्यो। यहाँनिर चाहिँ धेरै ठुलो गल्छी छ, धेरै तलबाट चाहिँ नदी बगेको छ। यस यो नदी जुन छ यो चाहिँ भर्सिया खोला भनिन्छ यसलाई, यो कालीगण्डकी चाहिँ होइन। यहाँबाट चाहिँ हामी फेरि ठुली उकाली भनिन्छ, जुन भयंकर ठुलो उकालो छ त्यो ठुल डाँडा जानको लागि। लगभग हामी फेरि यहाँबाट 5600 मिटर उक्लिन्छौँ र फेरि झरेर चाहिँ दामोदर कुण्ड पुग्ने अवस्था छ। सरहरू कहाँदेखि आउनुभयो?
1: पोखरादेखि।
0: कति दिन लाग्यो यहाँ आइपुग्नलाई? भनेको कुन तरिकाले बिचमा कता कता के गर्दै आउनुभयो?
1: पोखरादेखि जुनसँग आयो अस्तिसँग आयो।
2: हजुर,
1: हिजो आएर घिर्मी ठाँटी होइन त्यहाँदेखि आएर त अहिले यहाँसम्म सँगै नै छ।
2: घोडामा जानुहुँदैछ सबैजना? ल शुभयात्रा सबैजनालाई।
0: उहाँ दुईजना दाजुहरू चाहिँ स्थानीय दाजुहरू, उहाँहरू चाहिँ यहाँ घोडाको सुविधा दिनुहुन्छ। हजुरहरूको घर त कता पो? यारा र घाराको दुईजना हुनुहुन्छ, तर दुईजना यारा यारा हो। फेरि यारा भनेको चाहिँ साथी साथी हो, गाउँको नाम चाहिँ यारा घारा हो।
3: ठाटीमा बसेर घोडामा आउने पर्यटकहरूसँग यहाँ भेट भयो हाम्रो। खोलामा 1 घन्टा जति विश्राम गर्दो रहेछ घोडाले। खाजा पानी यतै खायौँ सबैजनाले। घोडाहरू खोलामै विश्राम गरे, हामी हिँड्न सुरु गरिहाल्यौँ। अबको उकालोमा घोडाहरूसँग सकिँदैन, उछिनेर अघि जानेछन् पक्का पनि। अबको उकालो हाम्रो लागि निकै चुनौतीपूर्ण हुनेछ। यता चाहिँ फर्कँदै गरेको टोली आज बिहान दामोदर कुण्डबाट हिँड्नु भएको, यहाँ विश्राम गरेर खाजा खानु हुँदो रहेछ। उहाँहरू सबैजना घोडामै हो, हामी हिँडेर आएको देख्दा उहाँहरू पनि चकित हुनुभयो।
4: जय दामोदर कुण्ड,
5: जय दामोदर कुण्ड।

0: अब सुरु भयो ठुली उकाली, निरन्तर उकालो, कयौं घण्टा लाग्ला कट्नलाई। यो उकालोमा चाहिँ हरेस खानु भएन, नआत्तिकन कटाउनु पर्ने हुनेछ। यता हामीले छिचोलिसकेको भेग, तल फोचमा भार्से खोला, खोलाबाट सुरु भएको ठुली उकाली 5700 मिटरसम्म अब उकालै मात्र। तल खोला सायद 48-49 मिटरमा थियो होला।
1: कठिन छ है ठुली उकाली, भयङ्कर कठिन छ। सोचे यस्तो सजिलो छैन, गाह्रो छ।
0: घोडाहरूले हामीलाई उछिने, माथि उक्लिसके, हामी तलै छोडियौँ।
1: यो ठुली उकाली दामोदर पहाडको उकालो ले सातो खाएको छ, यहाँ बोल्न पनि हाँस उठिरहेछ। थोरै भएन हिँडेको, हुन त त्यहाँ एउटा पिलर पनि देखिँदैछ, त्यो 5600 मिटरको उचाइमा तलको जस्तै। त्यहाँ पुनः धौधौरै पऱ्यो, हामीलाई निकै मुस्किल परेको छ। हरेस खाएको छैनौँ, घोडाहरूले नितर अगाडि गइसक्यो। अब यो भन्न जति सजिलो छ, यो लगभग हामी अहिले 54-55 सय मिटरमा चाहिँ भइराख्दाखेरि हिँड्न कति अप्ठ्यारो हुन्छ भन्ने कुरा चाहिँ यहाँ हिँड्दा मात्रै थाहा हुन्छ पक्का पनि। जे होस्, हामी रमाइलो गर्दै आउँदैछौँ, यहाँको गलेको दुःख पीडाहरूलाई चाहिँ हाँसोमा उडाउँदैछौँ। अब हाम्रो मुख्य सर्कस भनेको त्यो ठुलो पहाडको चाहिँ टुप्पोमा पुग्नु हो, त्यहाँबाट त अलिकति केही ओह्रालो र तेर्सो बाटो पनि छ अरे।
2: सानै राम्रो छ, यो वरिपरि यो मरुभूमि जस्तो, यतापट्टि हेरौँ पहाड कस्तो खालको यो अनौर, उतापट्टि पनि देखाउँ त, साह्रै रमाइलो छ।
3: पारीको डाँडा हामीले कटेर आएको, भोलि फर्किनु चाहिँ कति मुस्किल पर्ने हो यी डाँडाहरू।
1: यो खोलै खोला हामी हिँड्दैछौँ, एकछिन धेरै उकालो चढ्नुपर्ने रहेछ अझै, हामी के ओह्रालो चिज हर्यौँ। यो यस्तो खालको आकृति भएको यो फोसिल्स अथवा यसलाई शालिग्राम भनौँ, अलिक च्याप्टर खालको पनि छ यो। खोज्दाखेरि त कति हो कति यहाँ वरिपरि सबै प्रायः ढुङ्गाहरूमा यस्तै खालको चाहिँ आकृतिहरू चाहिँ भेटिन्छ। यो कालीगण्डकीको यो भेग त अब शालिग्रामको लागि एकदमै धेरै प्रसिद्ध नै हो। यहाँ अहिले हामीलाई खोज्नु छैन, तर शालिग्राम लाने हो भने चाहिँ धेरै मात्रामा शालिग्राम यहाँ पाउन सक्ने अवस्था छ।

0: यो डाँडा हामी बिस्तारै नै चढिरह्यौँ। साँच्चै कति मुस्किल हुन्छ यस्तोमा हिँड्न। तल कम उचाइमा त हिँड्नु केही छैन, लेकमा सास फुल छ, एकैछिनमा स्यास्या गराउँछ, खुट्टै नचल्न खोज्छ। जसो तसो हामीले ठुल डाँडा उठ्यौँ, यहाँबाट हिमालको दृश्य पनि खुलेर आयो
1: र अन्तिममा हामीले पनि यो 5600 उचाइको डाँडा छिचल्यौँ। यो डाँडामा एउटा पिलर छ र पछाडि चाहिँ अचम्म आकृतिको एउटा हिमाल देख्यौँ। कुन हिमाल हो थाहा छैन अहिलेसम्म, ठ्याक्कै यो गुरुको रूपमा चाहिँ रहेको जस्तो देखिन्छ। हेर्दाखेरि यहाँबाट अब चाहिँ हामीले केही ओह्रालो याससम्म तेर्सो तर्पाया जानुपर्ने भन्ने सुनेका छौँ। वरिपरि एकताल म देखाउने प्रयास गरौँ। यो पहाडबाट देखिने डाँडा हाम्रै नजिकै छ। यो भेग, यो भेग हामीले कटेर आएको तल रेखा जस्तो बाटो देखिँदैछ। योभन्दा तल देखिन्छ अघिको हामीले 5200 मिटरको सानो डाँडा, यसलाई चाहिँ ठुलो डाँडा भनिन्छ। र हामीले यो ठुली उकाली पनि छिचेल्यौँ। अब भने बिस्तारै हामी ओह्रालोतर्फ लाग्नेछौँ।
0: हामीले यहाँको उचाइ नापी हेऱ्यौँ। 5650 मिटरको उचाइको डाँडा रहेछ यो, तर घोडावाल स्थानीयहरूले यसलाई 57 डाँडा भनेको पाइयो। 57 डाँडा वास्तवमा 57 डाँडा चाहिँ रहेछ। अब 57 कटेपछि फेरि ढारस दियौँ आफैले आफैलाई। हिँड्न त अझै 3 घन्टा या बढी नै लाग्ला हामीलाई, तर बाटो उकालो पर्ने छैन। अब स्थान यस्तो गजबको छ, मरुभूमिमै हिँडेको आभास हुन्छ यस्तोमा हिँडिराख्छ। यही मरुभूमिमा जङ्गली जनावर चरिरहेको देखिन्छ, सायद नाउर हुने जङ्गली भेडा बथान नै देखियो यता। जमिनमा थोरै चौर छ, यही बीच आहारा खोज्छन् यिनीहरू। यही अघि यस्तो किल्ला देखिन्छ, चट्टानै भिरमा छ किल्ला। हामी जानुपर्ने चाहिँ यता पारीको क्षेत्रमा, तर बाटो सिधै त्यता गएको छैन, निकै पर पुगेर घुमेको देखिन्छ गोरेटो। यो किल्ला जस्तो देखिने चट्टान प्राकृतिक हो, तर हेर्दा चाहिँ इटाकै संरचना झैँ देखिन्छ। यता ठुलो क्षेत्रमा यस्तो किल्ला रूपी चट्टान छ। हामी जानुपर्ने भेग हेर्दा मन हात्तिएर आउँछ, त्यहाँ पुग्न निकै समय लाग्नेछ अझ। हामी हिँड्दै गर्दा नै रात पर्यो हिजो, अँध्यारोमा यहाँ आइपुग्यौँ। दामोदर कुण्ड छेउमा यस्तो थाटी छ। हाल मुक्तिनाथ मन्दिरले थाटी सञ्चालन गरेकाले यहाँ खाने बस्ने सुविधा छ, तर अबको केही दिनमा यो थाटी बन्द रहन्छ। कोही बस्दैन यहाँ, थाटीमा ताला लाग्छ साउनपछि, त्यसपछि आउन कठिन हुन्छ। बन्दोबस्तीका सबै सामान आफै बोकेर आउँदा चाहिँ हुन्छ, खाने र बस्ने दुवै। हिजो राति आइपुगेकोले ठाउँ देख्न पाइएको थिएन, आज हेर्दा केही हराभरा स्थान रहेछ यता। यही नजिकै छ दामोदर कुण्ड।
2: हामी हिजो राति निकै साँझ परेपछि, राति 7:30 यहाँ आइपुगेर बस्यौँ। हाम्रो हिजो झन्डै 12 घन्टाभन्दा बेसी हिँडाइरह्यो। यो स्थान चाहिँ दामोदर कुण्ड नजिकैको यो पाटी पौवा भएको स्थान हो। यो यहाँनिर चाहिँ यसलाई ठाँटी भन्ने चलन छ। यहाँ 3 वटाको सङ्ख्यामा ठाँटी छ, एउटा बनिने क्रममा पनि छ। यहाँबाट चाहिँ नजिकै एउटा डाँडा, सानो डाँडा पारी चाहिँ दामोदर कुण्ड अवस्थित छ, र त्योभन्दा पछाडि 3 वटा अन्य कुण्डहरू छन्। तलबाट कालीगण्डकी नदी बगेर गएको छ, हुन चाहिँ यो हिमालबाटै बगेर आउँछ र दामोदर कुण्डलाई छोएर अगाडि बढ्छ। त्यो कारणले दामोदर कुण्ड एक प्रकारले चाहिँ कालीगण्डकीको मुहान पनि मानिन्छ। यहाँबाट चाहिँ तलतिर हेर्दाखेरि वरिपरि हिमाल भएको अवस्था छ, तर आज मौसम बिग्रिदियो, त्यो भएर हिमाल देख्न पाइएन। एकदमै यो एक प्रकारको डाँडा, सुक्खा डाँडाहरू। अहिले यतापट्टिको डाँडाहरू चाहिँ मेरो दाहिनेतर्फ चाहिँ यो हरिया डाँडाहरू छन् भने

0: त्योतर्फ सबै फुङ्ग परेका फुस्रा डाँडाहरू रहेको अवस्था छ।
1: यता पारी चिन नजिकको डाँडा हो, यता कोही पुग्न सक्दैन किनकि खोला तर्ने उपाय छैन। चाइना तर्फका चौरीहरू आएर चर्छन् त्यहाँ। यता एउटा घोडा देखिन्छ नेपालको, चार वर्ष अघि कसै गरी पारी पुगेको घोडा हालसम्म यता फर्किएको छैन रे। थाँटीमा थप निर्माण चल्दैछ। बागलुङ र रुकुमका भाइहरू यता काम गर्दैछन्। समग्र क्षेत्र यस्तो छ, बिहान उठेर छाप्रो परेर हेर्दैछौँ यहाँ वर्तरानी। हामीभन्दा उचाइको यो भेग यही अघि सानो डाँडा छ। यही डाँडा पारी ठुलो क्षेत्रमा घेराबारा गरी राखिएको स्थान छ। यही अवस्थित छ दामोदर कुण्ड। दामोदर कुण्ड भन्दा थोरै अगाडि छ चक्रकुण्ड र दुध कुण्ड। कसैले यसलाई रक्तकुण्ड र तामाकुण्ड भन्ने गरेको पनि पाइयो। चक्रकुण्ड बेल चक्र परबाटै स्पष्ट देखिन्छ, गोलाकार चक्र नै छ कुण्डमा। निकै अद्भुत लाग्ने यो प्राकृतिक चक्र देख्दा छ। हामी अब मजाले घुम्नेछौँ दामोदर कुण्ड र अन्य कुण्डहरू। यही स्थानीय दाजुसँग भेट भयो, उहाँ पनि जानुहुनेछ हामीसँग। धाराका स्थानीय छिबी दोजे गुरुङ हामी साथै हुनुहुन्छ। दामोदर कुण्ड आसपास घुमाइदिनु हुँदैछ उहाँले हामीलाई। समुद्री सतहभन्दा करिब 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड, कालीगण्डकी नदीको शिर मानिन्छ दामोदर कुण्डलाई। हिन्दू धर्म अनुसार यहाँ आएर जलको स्पर्श गर्नाले मात्र पनि मुक्ति मिल्नेछ। दामोदर कुण्ड एउटा अद्भुत ठाउँमा अवस्थित असाध्यै ठूलो धार्मिक महत्व बोकेको स्थान हो। मुक्ति क्षेत्रको शिर दामोदर हिमाल र दामोदर कुण्ड हो। यस स्थानको चर्चा विभिन्न पुराणहरूमा हुने गर्छ। धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार दामोदर कुण्ड सेरोफेरोमा भगवान विष्णुको अति प्रिय स्थान हो। सम्पूर्ण जगतको हित गर्ने हेतु यस स्थानमा कठोर तपस्या गरे विष्णुले। तत्पश्चात यहाँ ब्रह्मा विष्णु र महेश्वरले नै वास गर्न थालेका हुन्। एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्छ।
0: अहिले हामी समुद्री सतहभन्दा ठिक 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड या ओर्किरीमा अवस्थित छौँ। यो दामोदर कुण्ड हिन्दू मान्यता अनुसार चाहिँ यो कालीगण्डकीको मुहान, विष्णुको अवतार मानिने शालिग्राम शिलाको पनि यो उद्गम स्थल लगायत यसको धेरै महत्व त छँदैछ। त्यसै गरी बौद्ध धर्म अनुसार पनि यो ओर्किरी, यहाँ सिधै अगाडि हेर्दाखेरि हामीले बौद्ध चाहिँ जुन धर्मावलम्बीहरूले लामाहरूले लाउने टोपी छ, त्यो टोपीकै पहाड़को नमुना पनि यहाँ अगाडि हामी देख्न सक्छौँ। त्यसै गरी धेरै अगाडिदेखि चाहिँ यहाँ बौद्ध धर्मावलम्बीहरू आएर चाहिँ घुम्ने गर्नुहुन्छ। तर अहिलेको अवस्थामा हामीले देखिराख्दाखेरि चाहिँ हिन्दू धर्मावलम्बीहरू अत्याधिक बेसी आउनुहुन्छ, तर बौद्ध धर्मावलम्बीहरू चाहिँ न्यून या भनौँ आउँदै आउनुहुन्न। तर यहाँको स्थानीयहरूसँग हामीले बुझिराख्दाखेरि चाहिँ जति हिन्दू धर्मसम्म यसको महत्व छ, त्यस्तै महत्व चाहिँ बौद्ध धर्मसँग पनि सम्बन्धित छ यो स्थान। र एउटा अपेक्षा चाहिँ के भने, जसरी चाहिँ मुक्तिनाथ लगायत अन्य क्षेत्रमा एउटा धार्मिक सहिष्णुता छ, हिन्दू बौद्ध धेरै अगाडिदेखि मिलेर आएको हाम्रो एउटा इतिहास छ, त्यसै गरी यो स्थानमा पनि एउटा गुम्बा भइदिए चाहिँ कि यसले पनि आफ्नो पुरानो इतिहास जुन बौद्ध धर्म अनुसार लुकाएको छ त्यो चाहिँ उजागर हुन्थ्यो कि भन्ने चाहिँ एउटा अभिलाषा पनि रहेको छ।
1: यस ठाउँमा बौद्ध धर्मावलम्बीहरूको पनि आस्था रहेछ। मन्दिरका साथै यहाँ गुम्बा भइदिए बुद्ध धर्मावलम्बीहरूको भ्रमण हुने थियो कि भनी लक्काटो हुन्छ स्थानीयवासीमा।
2: अब खालि हिँडो मात्रै भएर हाम्रो जग्गा हिँडोको चाल त भएन सर, के अरे बुद्धको टोपी राख्नु परेछ त्यहाँ होइन, त्यहाँहरू छ उतातिर घोडाको काँटे छ, अरे अरे खोलातिर उहाँको पाराहरू सबै छ। अनि यहाँ बुद्ध बस्छलाई हाम्रो ओर्किरी भन्नुहुन्छ कि सुन्दा ओर्किरीमा चाहिँ अब ओ भन्नु त उहाँको लामाको बुद्ध धर्मको सबभन्दा सुरुको आशे ओ भयो होइन, रि भनेपछि त अब पाखा भयो कि अरे त्यसै हो सर। पूजा पाठ त हुँदैन सर, हुँदैन अब बुद्धको अलिकति हिन्दू धर्महरूको धेरै चलन नभएर, अरू कहिले कहिले अब यस्तो चल्दै गयो भने त पूजा हुँदैन सर। सर
1: एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्थे। हाल पनि यहाँ स्नान गरे रोगव्याधबाट मुक्ति मिल्ने, विष्णुको सामिप्यता पाइने, पाप नाश हुने र अर्को जन्ममा सुख प्राप्त हुने विश्वास छ। यो क्षेत्रमा आउँदा मृत्यु भए वैकुण्ठ धाममा पुगिने विश्वास छ। रोचक कुरा त यदि मुक्तिनाथ या दामोदर कुण्डमा आफन्तको मृत्यु भए भारतीय तीर्थयात्रीहरू हर्षित हुन्छन् रे स्थानीयहरूबाट सुनेको हामीले।

0: हामी दामोदर कुण्डबाट अब अघि बढ्दैछौँ। माथि थप दुईवटा कुण्डहरू रहेका छन्। यो स्थान कति सुन्दर देखिन्छ, मन नै यसै शीतल हुने यहाँ घुमिराख्दा। यत्रो विशाल मरुभूमिय क्षेत्रहरू कटेर आउँदा यो 5000 मिटर उचाइको स्थानमा यति हराभरा स्थान देख्दा विश्वासै नलाग्ने। यहाँ यति नै सेरोफेरो मात्र स्वर्ग समान लाग्छ। दामोदर कुण्डमा भगवान विष्णुको वास छ। यहाँ गण्डकी देवी नदीको तपस्या अनुसार विष्णु गण्डकीको पुत्र शालिग्राम भएर बसेका हुन्। यो क्षेत्रमा अत्याधिक पाइने शालिग्रामलाई विष्णुको रूप मानिन्छ। यहाँ वरपरको काली नदी, हिमालहरू र विशेष गरी दामोदर कुण्ड क्षेत्र भगवान विष्णुको विचरण गर्ने मूल थलो मानिन्छ। दामोदर कुण्ड सेरोफेरोमा भौतिक ठूला मन्दिरहरू त छैनन्। एकजनाले हेलिकप्टरमा सानो मन्दिर ल्याएर स्थापित गरेका रहेछन्। वास्तवमै हिन्दू धर्मावलम्बीहरूको निकै ठूलो तीर्थ हो दामोदर कुण्ड।
1: दामोदर कुण्डबाट करिब 5 मिनट मात्रै अगाडि आउँदाखेरि थोरै दूरीमा नजिकै भनौँ यहाँ दुईवटा अन्य कुण्डहरू छन् जसमा चाहिँ हामी देख्न सक्छौँ सबैभन्दा माथिल्लो चाहिँ चक्र कुण्ड। त्यहाँ चाहिँ माथिबाट हेर्दाखेरि चक्र जस्तै देखिन्छ आकृति भने यो तल्लो चाहिँ दुध कुण्ड। यसको दुधकै जस्तो स्वरूप छ, सेतो छ पानी र यहाँ पानी तल बगेर फेरि सानो कुण्ड सानो भएको छ। यी कुण्डहरू त्यति ठुला चाहिँ छैनन्, सानो सानो आकृतिका छन्। अब यहाँदेखि वरिपरि केही टाढा फेरि अन्य कुण्डहरू छन्, तर यो जुन दामोदर कुण्ड क्षेत्रको प्रमुख कुण्डहरूमा चाहिँ हामीले दामोदर कुण्ड, चक्र कुण्ड र यो तलको दुध कुण्डलाई लिन सक्छौँ।
0: चक्र कुण्डभित्रको चक्र निहालेर हेर्यौँ हामीले, यो ढुङ्गाले बनेको चक्र त हुँदै होइन। हेर्दा लेउजै हो कि भन्न सकिन्छ, यही हो भने यकिन हुँदैन। धेरै पहिलेबाट यो चक्र यसरी नै अवस्थित छ। मानव निर्मित चक्र त हुँदै होइन। समय अनुसार भइरहने भू हलचलले पनि यी कुण्डहरूमा क्षति पुर्याएन। यो एउटा व्याख्या गर्न नसकिने चमत्कार नै हो। चक्र भए स्थानमा अन्य क्षेत्रभन्दा गहिरो छ र पानीमा त्यही तरङ्ग पनि छ।
2: अब हाम्रो यो द्वित ताल देख्नु भएको छ सर हामीले होइन। यो द्वित तालको तलको तालको नाम हामीले होमकुण्ड भन्छ हाम्रो भाषाबाट। माथिको कुण्ड त चक्र कुण्ड हो।
3: यो छेउछेउमा देखिएको मन्दिरहरू चाहिँ
2: छेउछेउमा देख्ने मन्दिरहरू अब हिन्दूहरूले राख्नु भएर हेलिकप्टरमा दुःख गरेर उहाँहरूले राख्नु भएको मन्दिर हो। यो त पहिला पुरानै जलान हो, हामी जन्मेभन्दा अगाडि नै कुरा हो यहाँनिर। त्यतिखेर हामी जन्मेको थिएन होला, यहाँ त पहिलाकै हो।
0: कुण्डकै छेउमा पूजा गर्ने स्थल छ, अस्थायी रूपमा मन्दिर छ यहाँ। याद रहोस् प्राय भक्तजनले यसै कुण्डलाई दामोदर कुण्ड पनि मान्नुहुन्छ। विशेष पूजा आज यही कुण्डमा गरिन्छ पनि। समग्रमा यी सबै दामोदर कुण्ड क्षेत्र नै हुन्। यता तल दामोदर कुण्ड, बीचमा केही खाली भाग छ। तलबाट कालीगण्डकी वन छ र यता चक्र कुण्ड र दुध कुण्ड अवस्थित छ। बौद्ध धर्मावलम्बीहरूले निर्माण गर्नुभएको छोर्तेन या माने डाँडामा अवस्थित छ।

0: माथि डाँडामा छोर्तेन भए छेउमै बौद्ध धर्मावलम्बीहरूले पूजा गर्ने स्थल छ। यहाँ वडा सदस्य जीव र मैले आफ्नै तरिकाले डोग्यो। यस ठाउँमा आएर मनका कुरा सिकाए पुग्ने विश्वास छ। सम्पूर्ण मानव जातिको कल्याण होस्, विश्वमा शान्ति छाओस्, नेपालमा सुख आओस्, समृद्धि आओस्, शान्ति कायमै रहोस् मेरो मनदेखि कामना छ। लामाको टोपी जै देखिने पहाड यताबाट झन् स्पष्ट रूपमा देख्न पाइयो। हामी फर्केर दामोदर कुण्डतर्फ जाँदैछौँ। यहाँ बीचमा कुनै कुण्ड थियो सायद, हाल सुकेको झै देखिन्छ। दामोदर कुण्ड सेरोफेरोमा कुश भेटियो। अचम्मै लाग्ने यहाँ कुश उम्रेको देख्छ।
1: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु। जस्तो अहिले यहाँनिर चाहिँ हामीले यत्रो यो नाङ्गो डाँडाहरू काट्यौँ, मरुभूमि जस्तो बालौटे ठाउँ कट्यौँ, अब यो ठाउँमा चाहिँ कुश उम्रिन्छ, फेरि कुश चाहिँ मजाले प्रशस्तै उम्रिन्छ। यहाँ दामोदर कुण्डमा म छु, यो वरिपरि पनि कुश उम्रिन्छ, तर के छ भने तीर्थालुहरूले चाहिँ आएपछि अब कुशलाई चाहिँ चढाउने हुनाले चाहिँ यहाँ नजिकै चाहिँ अहिले चाहिँ कुश थोरै मात्रै हामीले खोज्दा मात्रै भेटिन्छ। यहीँदेखि अलिकति तलतिरपट्टिको यो पहाड छ जुन, त्यहाँ चाहिँ अहिले त्यति पर्यटकहरू जाने कामै पर्दैन, यतै आउनुहुन्छ। त्यो पर्वतमा चाहिँ कुशै कुश छ, फेरि प्रशस्त कुश छ, किनभने त्यहाँ त कसैले त्यो टिप्ने या काट्ने गरेर पाएको छैन। यो चाहिँ एउटा रोचक कुरा यहाँ रहिआएको पनि छ, यहाँ प्रशस्त कुश छन्। यहाँ पनि लामो लामो आएको छ। यहाँ तलको यो झाडीहरूको कुश चाहिँ यो तीर्थालुहरूले चाहिँ चढाउनलाई चाहिँ लिएर गइसक्नु भएको छ। अचम्मै अलि छ यस्तो ठाउँमा कुश चाहिँ, यता तल तातो ठाउँमा हुने चिज हो त्यो, यहाँ फल्नु भनेको चाहिँ, यहाँ तल यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ अचम्मकै कुरो। तपाईँहरूको गाउँतिर पनि कुश हुँदैन नि, तल हुँदैन, यति उचाइमा हुन्छ, फेरि तपाईँको 3700 उचाइमा हुँदैन, 5000 मिटरको उचाइमा फेरि कुश हुन्छ, अचम्मै छ।
0: दामोदर कुण्ड यात्रा गर्नु अघि केही कुराहरू विचार गरेर मात्र यात्रा सुरु गर्नुहोला। मुख्य कुरा त यहाँ ठाँटीहरू सधैँ सञ्चालन हुँदैनन्, जेठदेखि साउन महिनासम्म ठाँटी चल्छन्, पहिले बुझ्नुहोला, नत्र फेरि बिजोगमा परिएला। आफ्नो स्वास्थ्य अवस्था हेरेर बुझेर मात्र यता आउनुहोला, किनभने 5200 र 5700 मिटर उचाइ चान्सुन होइन, लेक लाग्न सक्छ। सबैले हिँडेर यात्रा गर्नु, भरसक घोडामा आउनु, हिँड्दा केही बढी सकस अवश्य पर्छ। यतातिर मोबाइल नेटवर्क चल्दैन, फोन सम्पर्क हुनै सक्दैन, त्यो पनि विचार गर्नुहोला। ठाउँ चिसो छ, तातो ज्याकेट र पानी परिहाले उत्ति नै रेनकोट नछुटाउनुहोला। आफूसँग पर्याप्त नगद राख्नुहोस्, यता अन्य कुनै माध्यम छैन, खासै पैसाको काम पनि छैन। घोडा शुल्क हाल रु 10,000 बुझियो। घोडाले उकालो चढाउँछ, ओह्रालोमा आफै हिँड्नुपर्ने हुन्छ। घिउमा ठाटीबाट एकै दिनमा दामोदर कुण्ड पुग्नै पर्छ, फर्कदा एकै दिनमा झर्नै पर्छ, बिचमा बास छैन कतै। यता मानवीय संवेदना, सहयोग इत्यादिको अपेक्षा नराख्नुहोस्, पैसा चल्छ, अरू चल्दैन। घोडामा आउनु या फर्कनु मात्रको पनि उति नै शुल्क हो, फर्किन्छु मात्र भन्दा पनि उति नै लाग्नेछ। अन्य देखेका र भोगेका तर यहाँ भन्न नमिल्ने तितो अनुभव पनि छ, व्यक्तिगत सम्पर्क गरे भनौँला बरु। भिडियोलाई आज यहीँ टुङ्ग्यौँ, यति धेरै मेहनत गर्छौँ हामी, एउटा लाइक गर्नुहोला भिडियो मन परेमा चाहिँ। यस्तै ठाउँहरूको भिडियो अझै आउनेछन्। पूर्वी ब्लू च्यानल सब्सक्राइब गरिदिनुहोला। आजलाई भने सम्पूर्ण टिमसहित म सचिन पनि बिदा माग्छु, धन्यवाद। एउटा यस्तो यात्रा जहाँ हिँड्दै गर्दा तपाईँलाई थाहा हुँदैन म कुन देशको भूमिमा छु भन्ने, कहिले नेपालको पास्ता तापले जाउँ त कहिले भारतको सिक्किम, पत्तो नै नहुने कता हो कता। यसै हिँडिराख्दा दर्जनौ पोखरीहरू भेटिँदै जाने, पोखरीले नै सोध्न मन लाग्ने तिमी कुन देशका हौ भनेर। एउटै पोखरी दुईवटै देशमा पाइने तर अस्तित्व फरक।
2: हाँडी पोखरी हो, हाँडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ।
0: यात्रामा अनेक गोठ भेटिन्छन्, कुनै नेपालमा कुनै सिक्किमतर्फका। भुटिए दाजु बस्ने सिक्किमको गोठ पुग्नेछौँ हामी।
3: 10-12 वर्षदेखि नै पालेको, पहिला हुँदाखेरि चाहिँ बाउको पालामा थियो, गाउँले नै थियो।
4: आमा यो चाहिँ कसरी, यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त, के भन्छ यसलाई?
5: यसले हाम्रो कुराबाट फिट्टा भन्छ, फिट्टा
4: फिट्टा
5: फिट्टा नेपाल कुराबाट फाटी। त्यहाँबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद, यहाँसम्म आइदिनु भएकोमा, सिक्किम सिक्किमलाई माया गरिदिनु भएकोमा।
0: लक्ष्य त सिक्किमको लक्ष्मी पोखरी पुग्ने हो, तर यसरी सल्लाह गरियो कुनै एक दिशामा हिँडियो, जता हिँडे पनि हुने, धेरै ठुलो क्षेत्र हो।
4: माथि हराइला है उँधो हुस्सेमा।
0: ठाउँ ठाउँमा सीमा स्तम्भ भेटिन्छ। नाम मेटिन आँटेको दयनीय अवस्थामा हल्लिँदै गरेको नेपाल भारत सीमा स्तम्भ पाइन्छ।
6: लेखेको पनि मेटिने अवस्थामा भएको कारणले यहाँ साथीहरूले चाहिँ यसलाई अलिकति के हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ। अब यसलाई अब अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ। तर हाम्रो तर्फको यो झन्डै मेटिनै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो।

0: हामी झापाबाट इलाम जिल्ला हुँदै पाथर र ताप्लेजुङको लेकहरू घुम्नलाई निस्क्यौं। ताप्लेजुङ छिर्दै मेची राजमार्गलाई गणेशोकमा छोड्यौं। थर्पुबाट कच्ची बाटो करिब 4 घण्टा गाडीमा कटायौं र कालीखोला भन्ने स्थान पुग्यौं। कालीखोलाबाट एक दिनमा नुनथला बस्यौं, अर्को दिन तिम्बुङ पोखरी पुग्ने गरी नै हिँड्यौं। तिम्बुङ छेउको यो रेड पाण्डा होटलमा हामीले रात बितायौं र अब अगाडिको यात्रा सुरु गर्दैछौ। आज
1: यो हामी भएको स्थान नै करिब 4250 मिटर उचाइमा

0: र यहाँबाट थोरै उचाइमा तिमुङ पोखरी अवस्थित छ। आज मौसमले साथ दियो भने हामी त्यतैबाट लक्ष्मी पोखरी पनि पुग्नेछौँ। हेरौँ, हिजोसम्म चाहिँ मौसम एकदमै खराब थियो, पानी पर्ने हुस्सु लाग्ने भइरहेको थियो, आज बिहान चाहिँ मौसम सफा छ, आशा गरौँ हामी त्यहाँसम्म पुग्न सक्नेछौँ।
1: होटलबाट हामी अघि बढ्यौँ। तिमुङ दर्शन गर्नु अघि हाडी पोखरी पुग्नै पर्छ भन्ने मान्यता रहेछ। यो हाडी पोखरी नेपालतर्फको, भरे उता सिक्किममा पनि भेटिन्छ रे हाडी पोखरी। हाडी पोखरी दर्शन पश्चात थोरै उचाइ चढेपछि पुगियो तिम्बुङ पोखरी। समुद्री सतहभन्दा 4340 मिटर उचाइमा अवस्थित सुन्दर ताल तिम्बुङ पोखरीमा बन्दुक पड्किएको आवाज आउँछ र यसको पानीको निकास पनि अचम्म लाग्दछ। तिम्बुङ पोखरी क्षेत्रको अर्को विशेषता यो केन्जो फूल, अति आकर्षक टावर जै देखिन्छ यो दुर्लभ वनस्पति।
0: केन्जो या पदमचाल, यसको दुईटै नाम छ, केन्जो पनि भनिन्छ, पदमचाल पनि भनिन्छ, तर यो जुन फुल र यसको जरा दुईटाको नाम चाहिँ केन्जो र पदमचालको अवस्थाले चाहिँ बुझिन्छ। एकदमै ठुलो जडीबुटीको रूपमा पनि रहेको छ र यो लगभग यो जुन तिम्बुङ पोखरी क्षेत्र छ यो चाहिँ केन्जोको लागि एकदमै धेरै प्रख्यात क्षेत्र पनि हो। यो हामी एकदमै रेयर अर्थात् यो दुर्लभ वनस्पतिको रूपमा पनि लिन सक्छौँ। यो फुल हो एक प्रकारको वनस्पति नै हो भनौँ। यसको यो टावर जस्तो आकार हुन्छ र यो हामीले पारीको भित्तैभरि यो देख्न सक्छौँ। अहिले अलिकति केही समय बितिसक्यो, यो फक्रिएर चाहिँ पत्ता पात हुन्छ, पछि त्यो अवस्थामा पुग्न आँटेको चाहिँ हामी देख्न सक्छौँ भने अहिले पनि यद्यपि यो भदौको महिनाको अन्त्यतिर पनि यहाँनिर चाहिँ यसरी चाहिँ केन्जोहरू फुल फुलेको चाहिँ हामी वरिपरि प्रशस्त रूपमा चाहिँ भेटाउन सक्छौँ।
1: झट्ट हेर्दा अङ्ग्रेजी 8 आकारको तिम्बुङ पोखरी अति कम पर्यटकले भ्रमण गर्ने गन्तव्य हो। पोखरी आफैमा सुन्दर, यहाँ आइपुग्ने पदमार्गबाट देखिने दृश्यहरू अब्बल, यहाँ आउँदा बाटैभरि खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू खुलिसकेकाले अब यो स्थानले धेरै पर्यटक पक्का भित्र्याउनेछ। भ्रमणसँगै एउटा बिर्सन नसकिने सम्झनाहरू दिन्छ तिम्बुङ यात्राले।
0: हामी अब तिम्बुङ पोखरीबाट पनि अझ अघि बढ्यौँ। अबको हाम्रो गन्तव्य भनेको लक्ष्मी पोखरी। हामी तलबाट अलि धर्मरमै थियौँ, यदि मौसम खुल्यो भने अगाडि जाने, मौसम बिग्रियो भने त फेरि उपाय रहँदैन भन्ने थियो। मौसम केही बिग्रिँदै त छ, तर अहिलेसम्म चाहिँ यसो हेर्दाखेरि चाहिँ सफा नै भएको अवस्था छ। करिब 3 घन्टा हामीले लाग्छ छिटो हिँड्दाखेरि लक्ष्मी पोखरी पुगेर त्यहाँको दृश्यहरू हेर्छौँ भने फर्केर फेरि यही बाटो हो। यही बाटो चाहिँ अब फेरि म्याराथन हुँदैछ, कसरी लेकमा चाहिँ मान्छेहरू कुद्नुहुन्छ अनि कसरी विजेताहरू घोषित हुन्छ, जहाँ चाहिँ यसरी हिँड्दै चाहिँ स्यास्या महसुस हुन्छ, त्यहाँ चाहिँ कसरी चाहिँ मान्छेहरू धावकहरू चाहिँ कुद्नुहुन्छ, त्यो चाहिँ दृश्यहरू आउँदैछ। यो लेकमा कुदेको रमाइलो दृश्यहरू र यता सिक्किमतर्फको हाम्रो भूभाग भएर नेपालको भन्दा पारी त्यहाँको चाहिँ सुन्दर पोखरीहरू धेरैवटा छन्, त्यो सबै दृश्यहरू हेर्दै हेर्दै र यो लेकको जनजीवन गोठहरूको चाहिँ आनन्द लिँदै नै हामी अगाडि बढ्दैछौँ।
1: बिहान त मौसम सफा थियो, बिस्तारै तलबाट बादल थपिँदैछ, हामी थप उचाइ उक्लिने हो, आशा गरौँ त्यता मौसम सफा नै हुनेछ।
2: ल, हाम्रो मिस्कल सर उहाँ चाहिँ एकदमै धेरै समस्यामा हुनुहुन्थ्यो हिजो, अहिले ठिक छ सर स्वास्थ्य?
3: अहिले एकदम ठिक सर।
2: यो 43-44 सय मिटरमा हिँडिराख्दाखेरि
3: एकदम रमाइलो छ,
2: हजुर,
3: नेचरहरू पनि एकदम सुन्दर ठाउँहरू छ।
2: अहिले स्यास्या हुने हिजोको जस्तो त्यस्तो
3: होइन सर, हिजो बाटोमा पानीले अलिअलि भिजेर टाउको चिसो भएछ, राति टाउको चिसिरहेको थियो,
2: त्यति आएको त होइन,
3: होइन बिहान उठेर हिँडेदेखि एकदम
2: रमाइलो गर्दैछौँ।
1: हामी हाल पाँचथर जिल्लामा छौँ। तिम्बुङ पोखरी पाँचथर र ताप्लेजुङ सिमानामै थियो, अब यसअघि करिब 1.5 किलोमिटरमै पुगिन्छ नेपाल भारत सिमाना। हामी नेपाल भारत सिमानाबाट कहिले नेपाल कहिले भारत हुँदै नै अघि बढ्नेछौँ, गन्तव्य लक्ष्मी पोखरीलाई राखेर। यी यसरी ठडिएका ढुङ्गा मलाई चाहिँ मानिसले नै ठड्याएका हुन् कि झैँ लाग्यो, तर धेरै ठुलो क्षेत्रमा यसरी नै ढुङ्गाहरू उभिएका देखिन्छन्।
2: यो बाटो हिँडिराख्दाखेरि हामीले अत्याधिक रूपमा यस्तो यो ठडिएका ढुङ्गाहरू देख्यौँ, अब यसो हेर्दा लाग्छ यो त कसैले मानिसले नै यो ठड्याएका हुन्, तर हामीले यसो बुझ्दाखेरि यहाँ स्थानीयहरूले भन्दा पनि यी प्राकृतिक रूपमा ठडिएका ढुङ्गा हुन्। हाम्रो गोरेटो पनि अहिले चट्टानको बिच यस्तै ठडिएको ढुङ्गाहरू बिच नै गएको छ, साना साना चट्टानका चाहिँ पत्रहरू भएको ढुङ्गा छ, अर्थात् ठुलो चट्टान चाहिँ होइन, त्यसैको चाहिँ सानो भागहरू चाहिँ चुटिएर रहेको अवस्था, यो कुनै समयमा भएको भूस्याले चाहिँ चट्टानहरू सानो सानो अवस्थामा छन्। एकदमै रमाइलो वातावरण छ, एकदमै यो लेकको चाहिँ यात्रा धेरै रमाइलो भइरहेको अवस्था पनि छ। यो हामीले वरिपरि हेर्दा यसरी ठडिएका ढुङ्गाहरू यहाँ मात्रै होइन सम्पूर्ण क्षेत्रमा नै यसरी नै ठडिएको रूपमा देख्न सक्छौँ।

0: बिस्तारै उसुले छोप्दै ल्यायो। बाटो पहिल्याउन पनि मुस्किल गराइदिन्छ बाक्लो उसुले।
1: अहिले हामी पाँच थरमा छौँ कि ताप्लेजुङमा छौँ?
2: अहिले हामी यो पाँच थरको सेलेले भन्ने पोइन्ट हो। यो चाहिँ यो पोखरीबाट झन्डै झन्डै 10-15 मिनट ओतिरपट्टिको एरिया हो। अनि सेलेले भन्ने ठाउँमा चाहिँ डाफे पनि बस्ने एरिया हो। तर अब अहिले चाहिँ उभौलीमा चाहिँ अलिक माथि गएको हुन्छ। अब फर्केर आउँदा चाहिँ
1: हिउँ पर्ने बखत,
2: हिउँ नै पर्दाखेरि चाहिँ फेरि तल अलिक तल झन् असोजको आसपासमा नै सेलेले आसपासमा चाहिँ पासै पुस्छ डाफे चाहिँ, यो डाफे पाउने एरिया
0: भित्ता या भुइँ सबैतिर भदौरे फुलहरू फुलिरहेका। यो क्षेत्रमा यता कता कस्तुरी मृगहरू पनि चरिरहेको देखिन्छन् रे। यही फुलमाथि कस्तुरी वस्त्र रुचाउँछन् रे। यसलाई कस्तुरे फुल त्यसकारण भनिएको रहेछ।
2: यो चाहिँ कस्तुरे झार पनि भन्छ, अनि त्यस पछाडि सँगसँगै यसलाई भदौरे पनि भन्छ। भदौरे चाहिँ तपाईँको भदौमा फुल्ने भएर
0: हजुर।
2: कस्तुरे फुल चाहिँ किन भन्छ भने कस्तुरी चाहिँ भुइँमाथि बस्छ।
1: कस्तुरी मृग समुद्रमा चाहिँ म चाहिँ यसलाई चाहिँ भुइँकुलहरू भन्छु होइन, तर यसको पनि त अब आफ्नो आफ्नो नामहरू हुन्छ।
2: यो चाहिँ धेरै यो हाम्रो यो अल्टिट्युडको नेपालको धेरै भूभागमा भइन्छ लगभग
1: कमल।
0: यस्तै फुल बगैँचा र हरियो चौरबिच नै गोरेटो बढेको छ। निकै रमाइलो महसुस हुँदैछ यस्तो बाटोमा हिँड्न पाउँदा।

0: लोमीमा चाहिँ यहाँको चौरी चाहिँ तल फालेलुङसम्म पुग्छ।
1: यो चाहिँ फालेलुङ तिलाकै चौरी हो,
0: फालेलुङ फलोटको एरियाको संस्थाको बोट हो, संस्था नै चौरी अरे। यो जति चौरी फेरि चौरी भन्दाखेरि यता चाहिँ यो उराङलाई पनि हुन्छ नि,
1: त्यो चाहिँ डी
0: डी
1: अनि प्योर चौरी
0: प्योर चौरी।
1: भाइ हुनुहुन्छ भित्र?
0: भाइ चाहिँ हाम्रो तल त्यसले पानी चाहिँ
1: तपाईँ भन्दै थियो नि
2: के छ यहाँ त? आमा रेलो रहिरहेको पो रहेछ त,
0: के पुग्छ
2: हाम्रो थर्मस भर्न पुग्छ पुग्छ होला, त्यसैलाई यसो म्यानेज गरी हेरौँ।
0: Who's a fraffle, who's a bitch, you?

0: त्यस्तो छ, फर्किने त्यो तर फर्किँदै पनि छ।
1: ए उम्लेकै त हो सिस पानी, यति भए त आधा बाँच्यो नि त हामी। यहाँ अगाडि आउँछ अरे अर्को बोटहरू छ होइन, अनि तातो पानी भेटिँदैन, एटलिस्ट यति तातो पानी भयो भने हामी आजलाई पुर्याउँछौँ जसरी भए पनि यो गोठ पुग्छ। सिक्किमतिर पनि मान्छेहरू
2: गोठ छ सिक्किम साइडमा पनि
1: हजुर,
2: अनि त्यहाँनिर नजिकै अब आज हामीले धुप्ने चाहिँ एउटा मात्रै गोठ छ, त्यहाँभित्र छुँदा चाहिँ धेरै नै गोठ छ, अनि त्यो बोर्डरको नजिकै चाहिँ एउटा मात्रै गोठ छ। अनि हामी अब लक्ष्मी पुगेर घरतिर आएर त्यो गोठमा खाजा यसो खाजा खाजा खाएर
1: गोठमा सिक्किमको गोठमा खाएर नेपाल छिप्छौँ। पाँचथरको पहाडलाई सिक्किमतर्फबाट आएको हुसुले छोप्दै खुल्दै गर्दैछ, हामीलाई त सिमानाले संकुचित बनाएको छ, प्रकृति निर्वात स्वतन्त्र छ, यही प्रकृति

नै खुल्ला, सबैतिर चार्न सक्दैन मान्छे, हाम्रो सीमितता छ, सकिँदैन यसलाई उछिन्न। हाम्रो मनमा यस्तै यस्तै कुरा खेले, भावुक पनि बनायो निकै। कुनै एक स्थानमा होइन, प्राय सबैतिर यसरी नै ढुङ्गाहरूकै नदी छ, फुल सबैतिर उसै गरी भेटिन्छन्। एउटा अलग दुनियाँ फरक संसारमा आएझै हुँदैछ।

0: सर, यो फुललाई चाहिँ के भनिन्छ?
1: अहिले चाहिँ हामीले माइकोपिला भेट्यौँ हामीले। यो माइकोपिला भन्ने एउटा जडीबुटी नै हो यो चाहिँ। अनि यो चाहिँ हामीले मेन चाहिँ काटेको ठाउँमा, आलो काटेको ठाउँमा, तपाईँको तत्काल काटेको ठाउँमा हामीले थोरै यो रुवा चाहिँ त्यहाँ प्रयोग गऱ्यौँ भने त्यो खुन रोप्ने काम चाहिँ यसले तत्कालै बन्द गरिदिन्छ। यो चाहिँ एकदम अचम्म तरिकाले
0: खुन रोप्ने काम बन्द गर्छ, खुन रोप्न खुन बग्ने काम चाहिँ बन्द,
1: खुन आउँदै गरेको। अब ठुलो काटिएको छ भने पनि, अब धेरै ठुलो काटिएको छ भन्दा अलिक असम्भव हुन्छ, तर पनि त्यो बगिराखेको खुनलाई यसले चाहिँ झ्याप्पै रोकिदिने काम गर्छ।
0: यो दुर्लभै हो कि प्रायः
1: यो क्षेत्रमा चाहिँ पाइन्छ, तर अब खासै अरूतिर चाहिँ खासै थाहा भएन। यो तोपेकोला एरियातिर पनि मैले देखाएको थिएँ। यो चाहिँ यसरी रुवा झिक्न सकिन्छ, यो फुल मार्नु परेन। हामीले यसलाई चाहिँ जुन हामीले अघि यो खुन रुवालाई खुन बग्ने क्रम चाहिँ बन्द गर्ने भन्ने कुरा गर्थ्यौँ, यो रुवाले गर्ने हो। यो रुवा मात्रै पनि हामीले उखालेर यसलाई चाहिँ युज गर्न सकिन्छ।
0: यो सिधै बाटो चाहिँ कता गयो? हामीले त कुरेटो छोड्यौँ। अब लगभग
1: कुरेटो छोडेर हामी चाहिँ अब यो जम्ला पोखरी बोर्डर एरिया सिक्किम साइडतिर लाग्दैछ। यो बाटो चाहिँ तपाईँको यो 4 किलोमिटरको नयाँ ट्रेल बनायो हो। यो चाहिँ 5 सर्फेट हुँदै तपाईँको यो बाटो मचुडी गयो भने फाडे मेङ्गो मोड गइरी हुँदै तपाईँको मेजरको डाँडा हुँदै चिया भन्दै त्यही डाँडा चाहिँ फलो गर्दै जानुहुन्छ भने हामी तल यो फलो चन्द्रपुरसम्मको रुट कनेक्ट गर्न सक्छौँ।
0: त्यसको कुरै त चाहिँ राम्रै गएको छ,
1: यो अलिकति तलसम्म चाहिँ राम्रै भएको छ। अनि त्यस पछाडि तल चाहिँ गाउँले गोठाले बाटो भएको छ।
0: त्यही यता सिक्किम लाग्यौँ,
1: सिक्किममा
0: लसी पोखरी। तिमी जाने के अरे पाँचतरतिर, म जाने सिक्किमतिर भन्नुपर्छ है।
2: गाइड राम्रो लानु भएको छ भने त त्यो अलिकति यो यस्तै अँध्यारो भयो भने पोखरीबाट चिप्लुमा पर्छ नि त, त्यो अलिकति अँध्यारो।
1: ए त्यसको साइड
2: साह्रै बाक्लो लाग्छ,
1: चुप्लुङ्गै त पसिँदैन होला।
2: पसिन्छ त्यो, त्यहाँ गर्छौँ तर माथि नै छ नि,
1: हामी माथि भ्यू पोइन्ट मात्रै धुने। ए मलाई चुप्लुङ्गै नपस्ने,
2: त्यो तल तल पुग्नुहोस्, फेरि तलबाट एउटा बाटो आउँछ, त्यो बाटो आयो आउनु भयो भने भन्दै लाएको पर्छ, त्यो बाटो जानुभयो। अब त्यो घुम्ने झर्ना चाहिँ यहाँ कुरा घुम्ने चाहिँ यो बाटो नछोडी रहेछ, ओह्रालो लानु पऱ्यो। एउटा बाटो यता उकालो आउँछ, त्यो चाहिँ फेरि जम्ने आउने अरे, हिँड्दा आउँदा चाहिँ छिटो हुने भयो होइन।
3: तिम्बुङबाट पाँचथर फर्किने टोलीले पानी मागी खानुभयो र बिदा हुनुभयो। उहाँहरू पाँचथरतर्फ, अब हामी भने सिक्किमतर्फ नै उकालियौ। अब केही उचाइमा नेपाल भारत सिमाना भेटिन्छ अरे। कुसुले भने बर्बादै बनायो, अहिले झ्याप्प छोपेको छ, तर आशा गरौँ केही छिनमा खुल्नेछ मौसम। हामीसँग सिङ्गो दिन बाँकी नै छ अझै। उहाँ अमिर राई, पर्यटन व्यवसायी, आजको हाम्रो प्रमुख गाइड। उहाँ धेरै अनुभवी, यस्तो भेगका धेरै यात्रा अनुभव काट्नुहुँदैछ उहाँले। अब यसअघि चाहिँ अलिक झुकिन सक्ने भूखण्ड छ अरे, हामी भने नछुटिकन सँगै हिँड्नुपर्ने हुन्छ। यसै पनि हुसुले केही देखिएको छैन, यस्तोमा साथीभाइसँग अलग भइयो भने फेरि समस्यामा परिन्छ, रुमलिन सकिन्छ। यही अघि नेपालतर्फ पर्ने जोडी पोखरी या भनौँ जुम्ल्या पोखरी रहेछ,

0: हाम्रो दुर्भाग्य मौसम सफा नभएर केही देख्नै पाइएन।
1: हामी केही अगाडि बढेर यो 26 नम्बर पिलर नेपाल भारत सिमाना भए स्थानमा आइपुग्यौँ। यही तलतिर जुम्ल्या पोखरी छ। अहिले एकदमै मौसम चाहिँ प्रतिकूल भएको कारणले हामीले केही नै देख्न सकेको अवस्था छैन। यो पिलर हेर्दा पनि अलिकति जीर्ण अवस्थामा छ, यो हल्लिने अवस्थामा छ, अनि हाम्रो नेपाल तर्फको चाहिँ लेखेको पनि मेटिने अवस्था भएको कारणले साथीहरूले चाहिँ यसलाई अलिकति के हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ। अब हामी यहाँबाट बिस्तारै अगाडि बढ्छौँ। यो क्षेत्रको भ्रमण गर्दै गर्दै सकेसम्म हामी लक्ष्मी पोखरी पुग्न प्रयास गर्छौँ, तर मौसमले चाहिँ हामीलाई अलिकति 10 मिटर अगाडिसम्म पनि देख्न नसकेको अवस्था चाहिँ त्यो अवस्था भइरहेको छ। अहिले हाम्रो यो नेपालतर्फको चाहिँ झन्डै मेटिसकेको अवस्थामा भएको कारणले हाम्रो सर शुभ नाम सर
2: दुर्गापालमा उहाँ जनप्रतिनिधि पनि हो, नगरपालिका वार्ड चार निर्वाचित जनप्रतिनिधि पनि हो। जनप्रतिनिधि आफैले चाहिँ यो सिमानाको यो विलास अवस्था देखेर यहाँ जे छ यो चाहिँ विशेष गरी महिलाहरूले श्रृङ्गार प्रयोग गर्ने साधनलाई उहाँले चाहिँ यो सिमानाको श्रृङ्गारका लागि प्रयोग गर्नु भएको छ। हेर्नुहोस्
1: कतिलाई अब अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ। तर हाम्रो तर्फको यो झन्डै मेटि नै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो।
3: पुरै किताब पनि नेपाल देखेर त्यो भएर अहिले
1: यो त मजाले पानी पर्यो भने तर पनि एउटा मायाको रूपमा चाहिँ लिन सकियो यसलाई किनभने हामीसँग भएको स्रोत साधन यहाँ महिलाहरू भएको कारणले लिपस्टिक मात्रै भयो, यो लेख अरू रङहरू हुने कुरो भएन, त्यो कारणले लिपस्टिक प्रयोग गर्यो। अनि के पो गरेको छ
2: अनि यो पिलरमा चाहिँ झन्डै त्यति मान्छे चाहिँ सायदै
1: पहिलो भन्दा

0: अब यात्रा लस्सी पोखरी तर्फको हाम्रो उसले चाहिँ केही देखिएको छैन सर है साह्रै पुग्छ
1: अनि एकछिन बस्छ
0: झोलामा छ खानेकुरा तर अब यहाँ कहाँ खाने भन्ने होइन
1: अलिक अझै अगाडि
0: अगाडि
1: भ्यू खाता अर्काको
2: होइन त्यहीको है त
0: अहिले हामी भारतको भूभाग फहेर हिँड्दैछौँ यो सिक्किमको पानी ढलोको यतापट्टिको क्षेत्र भएर करिब अब दुई अढाई घन्टा त लाग्ला बिस्तारै जाँदा लक्ष्मी पोखरी पुग्छौँ हेरौँ आशा गरौँ मौसम खुल्दा त्यहाँबिचमा फेरि सिक्किमको बर्फमा पसेर खाना खाने अथवा खाजा खाने पनि योजना छ आशा गरौँ यो हुस्से चाहिँ हटोस् तर हामी निरन्तर अगाडि चाहिँ बढ्ने नै छौँ
3: अब हामी भारततर्फको भूभाग गएर यात्रा गर्दैछौँ भारतको सिक्किम पर्छ यता यहाँ वास्तवमा प्राकृतिक सिमाना नै रहेछ पानी ढलो वाटरसेडको आधारमा पहाड़को एकातर्फको ढलान भारत अर्कोतर्फ नेपाल पानी पर्दा जता बहाव हुन्छ बहावले नै देश छुट्याउँछ
0: कति राम्रो ठाउँ रहेछ है तर बेला बेला यसरी खुलिदिन्छ वरिपरिको केही चट्टाने भूभागहरू देखिन्छ फेरि मौसमले धोका चाहिँ दिइरहेछ हेरौँ के हुन्छ
3: देश फरक भए पनि भूगोल उस्तै ढुङ्गा चट्टान पहाड उस्तै प्रकृति त्यही नहो मानिसले सीमा छुट्याएका नहुन् कति फरक छैन अघि नेपालको र यता भारतको दृश्यहरू केही पर गोठ देखियो सिक्किमको गोठ रहेछ त्यता यो भेगमा तल सिक्किमको कुनै ठाउँबाट आएर एकजना दाजुले चौरी गोठ बनाएर बस्नु भएको रहेछ हामी नेपाली सबै सिक्किमको यो मानवीय बसोबास भएको गोठ छिर्दैछौँ हामी साथै नेपालबाट आएको कुकुर पनि छँदैछ
4: खेदा यार हाम्रो कुकुरलाई त इन्डियाको कुकुरले सिक्किमको कुकुरले नेपालको कुकुर खेदाइदियो
3: सिक्किमका पासाङ भुटियाको यो गोठमा उहाँको परिवार नै बस्नु हुँदो रहेछ आमा र छोरीका साथ उहाँ चौरी पालन गर्दै यतै धेरै यसो समय बिताउनुहुन्छ उहाँको घर चाहिँ तल सिक्किमकै गाउँमा रहेछ बुवाकै पालादेखि यसरी नै जीवनयापन चल्दैछ उहाँको
4: सँग पानी

0: हामी यसो भिडियो गर्दै गर्दै
1: सोचिदिनु पऱ्यो नि
0: हजुर हजुर तपाईँको त साह्रै हेर्छु त म त
2: हेलो धन्यवाद
0: धन्यवाद सिक्किममा पनि हेरिदिनु भयो एकदम खुसी लाग्यो है हजुर
1: सिक्किममा बोल सर मेरो टाउन कति छ मेरो
0: ए है
1: कतैपल्ट भेटौँ भने कहाँ
0: सोच्यो धेरै धेरै खुसी लाग्यो यो छङ्गापानी ए छङ्गापानी यो छाँगै झर्दो रहेछ नि त यहाँ
1: यहाँ नि
0: ए तल छ भने झर्नैबाट झर्छ यो खोला
1: ए पोखरी छ
0: यो गोठ थाप्नु भएको कति भयो
1: तिमी त पैसा थियो
0: पुरानै हो
1: पुरानै हो तर बिचमा अलिकति फर्जुला हटाएर फेरि त्यसपछि अब परिवर्तन भएर अहिले दस बाह्र वर्ष भयो यो
0: दस बाह्र वर्ष भइसक्यो रिपोर्टभित्र छिरेर हेरौँ त है कता यता हो
1: नमस्कार
0: धन्यवाद अझै हेर्नु होला यहाँको भिडियोमा आउँदैछ
3: सिक्किममा आयो है धन्यवाद हजुर सबैजनालाई फेरि पनि सिक्किममा स्वागत मेरो तर्फबाट ए हुन्छ हुन्छ.

0: यो तोरी पालनलाई चाहिँ रोक लगाउने सरकारले निर्णय गर्यो। त्यस पछाडि चाहिँ चौरी मास्ने भइसकेपछि चाहिँ उहाँ चाहिँ फेरि नेपाल साइडमा गएर पनि चौरी पालन गरेरै
1: धेरै राम्रो
0: नेपालको चौरी ह्याङ भन्ने ठाउँमा गएर धेरै वर्ष त्यहाँनिर चौरी पालन गर्नुभयो,
1: चौरीलाई बचाउनु।
0: अनि फेरि त्यस पछाडि जब यता चौरी पाल्ने अनुमति पाउनु भयो यतापट्टि त्यो चौरी पालनलाई खुल्ला गर्यो अनि फेरि आफ्नै
2: अहिलेको सरकारले
0: फर्केर आएर यसले चौरी पालन गरिराख्नु।
2: पालेको त पहिला 10-12 वर्षदेखि नै पालेको, पहिला
3: पुटपाल
2: हुँदाखेरि चाहिँ बाबुको पालोमा थियो, चौडी नै थियो। अनि त्यसपछि पाल्दा पाल्दै हामी गोडला दुईजना छौँ, अनि हामी दुईजना छौँ छोरीहरू, अनि छोरा बुहारीहरू उन्दै घर जोडै छ, उँधो उँधो छ।
1: हजुरको घर चाहिँ यहाँदेखि कति टाढा पर्छ?
2: मेरो एक दिनको बाटो हो, हजुर, एक दिनको बाटो।
1: अनि चौरी चाहिँ अब तल सर्छन् कि अझै माथि सर्दै जान्छन्?
2: चौरी अब अन्तिम यिनै सर्छ, अब यहाँ झर्दै झर्छ, एक दिन भर चाहिँ उन्दो उँधो झर्दै झर्दै यता अब त्यो सन्दकपुरसम्म पनि जान्छ, फलवर्सम्म सर्दै जान्छ। हजुर
3: कतिवटा
2: चौरी? 70 जस्तो छ हजुर। हजुर हजुर त्यस्तै अब आधी जस्तोले दिन्छ, आधी चाहिँ अब थाहा हुन्छ, कोही बेला भ्याउँछ अर्को सालमा, अर्को सालमा अर्को जस्तो परिबन्धक हुँदै। दुध त बिक्री हुँदैन, यही घिउहरू बनायो, छुर्पीहरू बनायो।
1: यो छुर्पीहरूको चाहिँ माग राम्रै छ?
2: माग छुर्पीहरू राम्रै छ हजुर, त्यस्तै हजुर हजुर। अनि पहिला पहिलादेखि परेको छैन, हामी यस्तो यस्तै अब पेसा गरेर अब अहिले एक दिन टाइम पास पनि हो यसो गर्दै, अन्त कोही हिसाब मिलेर भेट्दै अन्त यस्तै छौँ।
1: यसै नेपालबाट घुम्दै आउने पर्यटकहरू पनि निस्किन्छन्?
2: पर्यटकहरू आउँछ हजुर, आउँछ कस्तो नेपालको पनि आउँछ हजुर, चिन्जान भएपछि आउँछ, यहाँनिर खानु व्यवस्था यसो भएपछि
1: त्यतिकै चिन्जान नभएकोहरू घुम्दै घुम्दै पनि यता
2: अनि त्यो पनि आउँछ फेरि आउँछ हजुर।
1: कस्तो लाग्छ नेपाल?
2: एकदम आउँदा खुसी लाग्छ, एकदमै सबै जति नै आए हामीलाई एकदम खुसी नै छ सबै जग्गा।
1: कसैलाई यता मतलब सिक्किमतिर पो बस्छु भनेर मन लाग्यो भने यसो बस्ने व्यवस्था त छैन?
2: व्यवस्था त अब अप्ठ्यारो हुन्छ हजुर, हजुर आमा जानु परेको हजुर, हुन्छ एक दुई रात बस्दा त केही सोचि पर्दैन। हजुर हजुर सहयोग पाइन्छ पाइन्छ, हो त्यो पनि पाइन्छ। अब तपाईँहरू अब धेरै टाढोबाट आउनु भयो यस्तै, ल हजुर फेरि फेरि आइदिनुहोस्, अब एकदम खुसी तपाईँको धेरै सम्झेको थियो, तपाईँको पहिला पनि धेरै हेरेको यो जहाँ जहाँको लाउनु भएको नपऱ्यो।
1: आमा यो चाहिँ कसरी यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त के भन्छ यसलाई?
4: यसले हाम्रो कुराबाट फिट्टा भन्छ, फिट्टा
1: फिट्टा
4: फिट्टा नेपाल कुराबाट।

0: हात्ती
1: हात्ती
0: हात्ती
2: यसको प्रयोग भनेको चाहिँ आगो फुक्नलाई
0: आगो फुक्नलाई यो सुविस्ता हुन्छ
2: यो केले परेको हुन्छ आमा यो त
1: झोला जस्तो देख्छु म त
0: यो त खास गरी छालाले बनाउँछ अहिले छाल पाउनु छोड्यो यो पालले बनाएको तिरपाल कारीकोटले
2: कारीकोटले
0: छालाले बनाउँछ मारेर बनाउँछ
2: यसको मुख्य प्रयोग भनेको त आगो फुक्ने
0: आगो फुक्ने मात्रै हो त्यति मात्रै हो
2: यो पहिलेदेखि नै हजुर चाहिँ गोठमा बसोबास गर्नुहुन्छ कि के कसो छ
0: हौ अब हामी उहिलेदेखि नै पोस्तो पालेर पोस्यो परै छैन यस्तै पोस्तो पालेर पोस्यो
2: पहिले केटाकेटी हुँदा पनि गोठतिरकै बास्यो
0: केटाकेटी हुँदै गोठदेखि नै पोस्यो
2: होइन अर्को घरहरू पनि देखिएन नजिकै त त्यो कहिले कहीँ त डर लाग्दैन
0: के कोठ छ यहाँ तल मुनि अहिले तपाईँ कुहिरो लागेर नडेरेको छ यहाँ तल छ उत्तम छ त्यो बिमार के भयो भने छ कुरुपै छ
2: तर अब फेरि आफ्नो घर पुग्नलाई त एक दिनै हिँड्नुपर्छ
0: आफ्नो घर पुग्नलाई त अब बिहान गयो भने बेलुकाबाट पुग्छ
2: ए भनेको तपाईँहरूलाई त्यस्तो अप्ठ्यारो छैन कि
0: छैन है त साह्रो बोली गयो भने यो फौजीले पनि सही भयो गरिहाल्छ दबाई पानीहरू सबै
2: अप्ठ्यारो चाहिँ के हुँदो रहेछ आमा यहाँ बस्दा लेकमा बस्दा
0: हामी त अप्ठ्यारो त के छैन तपाईँहरू आउनु भयो राम्रो भयो फेरि पर्दैसी आउनु राम्रो
2: कहिले काहीँ यसरी आउँदा खुसी लाग्छ
0: खुसी लाग्छ
3: तपाईँहरू उताबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद यहाँसम्म आइदिनु भएकोमा सिक्किमलाई माया गरिदिनु भएकोमा धन्यवाद
4: हामी गोठबाट निस्क्यौँ र अघि बढ्यौँ अबको गन्तव्य लक्ष्मी पोखरी लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा अनेकौं अन्य तालहरू भेटिन्छन् रे प्राय ठुलै आकारका तालहरू छन् यता तर ताल चाहिँ भनिँदैन यहाँ सबै पानीका दहलाई पोखरी नै भनिन्छ यता सबैजना अहिले सिक्किमको गोठ सम्बन्धी गफ गर्दैछौँ हामी अचानक त्यहाँ पुग्दा गोठवासी निकै हर्षित हुनुभएको थियो सपरिवार नै कति राम्रो आतिथ्य थियो उहाँहरूको यति प्रतिकूल वातावरणमा उहाँहरूसँग राम्रो गफगाफ गर्न पायौँ हामी पनि निकै हर्षित भयौँ यहाँको यस्तो ठाउँमा यति मिठो सत्कार पाउँदा गोठका सबैजनालाई फेरि पनि धन्यवाद हामी उस्तैदेखि नै भूगोल छिचुल्दै अघि बढ्यौँ गोरेटो जस्तो चाहिँ छ तर त्यति स्पष्ट छैन हिँड्नलाई अप्ठ्यारो छैन जहाँ जतैबाट ढुङ्गा तर्किँदै हिँडे पनि हुने यो स्थानमा एक्लै दुक्ले यात्रा गर्नु चाहिँ उचित हुँदैन सबैतिर हेर्दा उस्तै देखिनाले हराउन सकिन्छ अहिले अमीरजी हुनुहुन्छ हामीसँग र ढुक्क छौँ नत्र यहाँ सजिलै रुमलिन सकिन्छ एकजना जानकार व्यक्ति बिना यहाँ हिँड्न चाहिँ म सल्लाह दिन्न लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा कतै लामपोखरी पर्छ अरे हामी लामपोखरीतर्फै बढ्दैछौँ अहिले हामी समुद्री सतहभन्दा 44-45 सय मिटर उचाइमा होलाउँ हाल निकै फरक अनुभव अत्याधिक रोचक लागिरहेको छ यो यात्रा यति निर्जन ठाउँ यहाँ हामी बाहेक कोही पनि मानिस भेटिँदैन घर त हुने कुरै भएन टाढा टाढा दुरीमा गोठहरू चाहिँ छन् रे मानवीय चलपल त शून्य प्राय नै छ यहाँ रहेछ लामपोखरी निकै लम्बाइ भएको ठुलो पानीको दह अगाडि विशाल चौर छ लामपोखरीको दृश्य एक तहमाथि चढेर हेर्दा उत्कृष्ट देखिन्छ अरे हामी चट्टानको माथिल्लो तहतर्फ चढ्दैछौँ
1: हामी बसेको खाजा खाएको गोठबाट मात्र चाहिँ 10 मिनट जति अगाडि हिँडिसकेपछि यो लामपोखरीमा हामी आइपुगेका छौँ लामपोखरी लामो भएरै होला सायद यसलाई लामपोखरी नामाकरण गरिएको हुनसक्छ यो चाहिँ सिक्किमको भूभागमा पर्छ भारतको लगभग हामी त हिँड्दै आउँदाखेरि कहिले नेपाल कहिले सिक्किम हुँदै नै हिँड्दैछौँ तर अब यो भूबनोट उस्तै छ मात्र एउटा पोलिटिकल बााउन्ड्रीले छुट्याएको भेग तर हामीले त्यहाँ होटलमा चाहिँ अथवा भनौँ त्यो गोठमा चाहिँ गफहरू गरिराख्दाखेरि चाहिँ एकदमै यो सहृदयताको चाहिँ अनुभूति पायौँ र यो ठाउँहरू हेर्दा लाग्दैन यो भारतको भनेर किनभने अब भूगोल त्यही हो अत्याधिक सुन्दर क्षेत्रहरू छन् चाहे नेपाल होस् चाहे भारत होस्

0: प्रकृति त्यही हो, र यो एउटा जुन मनमा आनन्द हुन्छ त्यो चाहिँ यो भेग चाहिँ हिँड्दाखेरि मात्रै पाइन्छ। पूर्वको क्षेत्रमा मैले यति राम्रो लेखहरू चाहिँ सायदै भेटेको थिइनँ यो हाम्रो पूर्वी क्षेत्रमा चाहिँ। र एकताल म रिकमेन्ड गर्छु, यदि यहाँहरू चाहिँ तिम्बुङ पोखरी आउनुहुँदैछ भने चाहिँ यो अहिले हामी हिँडेको बाटो लक्ष्मी पोखरी र यो लाम पोखरी अनि हाम्रो जुन जम्ल्या पोखरी थियो त्यो अगाडिको त्यो सबै भेगहरू चाहिँ एकताल भ्रमण अवश्य गर्नुहोला।
1: हुसुलले एकैछिनमा छोपिदिन्छ, एकैछिनमा खोलिदिन्छ दृश्यहरू। धनमा पानी चाहिँ परिहालेको छैन आज। हामी निरन्तर उचाइ नै चढ्दैछौँ। हाल अमीरजीले यहाँको भूगोलको वृत्तान्त बताउँदै जानुहुँदैछ। हाल हामी भएको स्थान भारतको सिक्किम नै पर्दो रहेछ। यता पर्यटक त्यति आउँदैनन् खासै। भारतीय सुरक्षाकर्मी बेला बखत सीमा गस्तीमा चाहिँ हिँड्छन् रे। आज हामी बाहेक अन्य कोही भेटिएकै छैन। अमीरजीले फेरि सचेत गराउनु भयो, अब हामी छुट्टिएर नहिँड्ने, बाटो अल्मलिन्छ एक्लै परियो भने। अमीरजीले यो भेगमा धेरै यात्रा गरेकोले उहाँलाई चाहिँ सबै भूगोल र बाटोहरू याद छ। नौलो मानिसका लागि त यो चक्रव्यूह नै हुनेछ। अझ आज हुसुल आएकोले केही देखिएकै छैन। थोरै पर नै के छ थम्ब्याउन सकिन्न कहिले काहीँ त।
2: ल, यो पर देखेको चाहिँ कान्छी पोखरी रहेछ है, तर अलिअलि मधुरो मधुरो देखिँदैछ।
1: हामी फेरि ढुङ्गेन बाटो भएरै उक्ल्यौँ। उचाइ निकै चढिँदैछ अहिलेसम्म। कति सुन्दर बगैँचा यो, प्राकृतिक बगैँचा। यस्तो भूगोलमा प्राकृतिक रम सम्मेलन कति कुशल देखिने। यी राता भदौरे फुल, कालो चट्टान, हरियो भुइँ, आज आकाश चाहिँ निलो देखिएन। हिँड्नलाई गोरेटो या बाटो नै चाहिँ नचाहिने, ढुङ्गेन भेगमा जसरी बाहिर चलाए पनि हुने। यसै हेर्दा गाई बस्तु गोठाला हिँड्ने गोरेटो पनि देखिन्छ कता कता।

0: यहाँ आएपछि अर्को पोखरी भेटियो, यो हाडी पोखरी रहेछ। नेपालतर्फ पनि हाडी पोखरी थियो, नाम एउटै तर दुईतिर नै पर्दो रहेछ फरक फरक हाडी पोखरी। कहिले उसले पुरै सोप्छ पोखरीलाई, कहिले सफा भएर खोलिदिन्छ पनि।
1: अहिले चाहिँ हामी लक्ष्मी पोखरीतर्फ जाँदै गर्दाखेरि चाहिँ बाटोमा चाहिँ हामीले सिक्किमको हाडी पोखरी, यो चाहिँ हाडी पोखरी हो। अब हाडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ। अब कस्तो छ भने तिम्बुङ दर्शन चाहिँ हाडी पोखरी दर्शन नगरी अपुरो हुन्छ, अधुरो हुन्छ भन्ने एउटा मान्यता छ उतापट्टि नेपालपट्टि भने। यतापट्टिको लक्ष्मी दर्शन गर्न आउँदै गर्दाखेरि पनि हाडी पोखरी चाहिँ, अब मौसम खुलेको बेलामा त बाटैबाट दर्शन हुन्छ, मौसम नखुलेको बेलामा चाहिँ अलिक देखिँदैन। र पनि अब हामी यहाँ छौँ, अहिले हाडीमा छौँ, अब थोरै मासतिर गर्छौँ हामी लक्ष्मी।

0: ठ्याक्कै यो मौसम चाहिँ कस्तो भइरहेको छ भने हामी हिँड्दै जान्छौँ, हामी सँगसँगै मौसम खुल्दै जान्छ। अब यो भेग जुन सेतो देखिँदैछ यो चाहिँ अहिले हामीले हेरेको हाडी पोखरी हो। ठ्याक्कै हामी बस्छौँ अनि खिचिसक्छौँ अनि ठ्याक्कै पर्दा लाग्छ अनि फेरि अगाडि जान्छौँ फेरि खुल्छ। एकदमै रमाइलो भइरहेछ, एकदमै यो मौसमले पनि झिस्काइरहेछ हामीलाई। यो मलाई चाहिँ के लाग्यो भने एक प्रकारले त यो सहगत रूपमा पोखरीहरू रहेछन्, सायदै योभन्दा माथिको लक्ष्मी पोखरीबाट पानीको निकास यहाँ झरेको देखिन्छ र हाँडी पोखरी बनिएको छ भने हाँडी पोखरीबाट तल झरेर चाहिँ लाम पोखरी बनिएको हो कि त भन्ने मेरो अनुमान रह्यो, किनभने एउटै तहमा तिनीहरू चाहिँ लेभल लेयर लेयरमा तह तहमा बसेका छन्। अब यहाँनिर चाहिँ अलिकति बेसी उचाइ भएको कारणले सास फेर्नु नै अप्ठ्यारो छ, अलिकति हिँड्न कि स्यास्या हुने अवस्था छ। हामी तिम्बुङ पोखरीभन्दा सायदै केही उचाइमा छौँ, मलाई यसै अनुमान गर्दा चाहिँ हामी 4500 या 4600 मिटरको बिचमा छौँ कि त भन्ने एउटा अनुमान छ। अब हामी केही अगाडि गइसकेपछि ठ्याक्कै लक्ष्मी पोखरीको दर्शन मिल्ने अवस्था छ।
1: अबको हाम्रो अन्तिम गन्तव्य यताको लक्ष्मी पोखरी। अब यही अहिलेको पहाड़को अर्कोतर्फ गहिराईमा लक्ष्मी पोखरी अवस्थित रहेछ। यता सिक्किमको लक्ष्मी पोखरी लक्ष्मीको वासस्थल हो भन्ने बुझियो। तिम्बुङ पोखरीमा विष्णुको वास छ रे। यो क्षेत्रको ठूलो पोखरी चाहिँ लक्ष्मी पोखरी र तिम्बुङ पोखरी नै हुन्। अन्य दर्जन बढी पोखरी छन् केही साना आकारमा। यो भेग घुम्नलाई चाहिँ अत्यन्त रमाइलो हुने रहेछ। यता भारततर्फ त कुनै व्यवस्थित होटल छैन, तर नेपालतर्फ तिम्बुङ पोखरी नजिक होटल छ। तिम्बुङ पोखरी आउने एउटा प्याकेज नै रहेछ

पछि तिम्बुङ आउने हो भने यो भेग घुम्न चाहिँ छुटाउनु हुँदैन पक्का। दिनभर यहाँ घुमेर बेलुकी बासपसन नेपालतर्फको होटल सहजै पुग्न सकिन्छ। या त प्याकेज लिएर तिम्बुङ र लक्ष्मीपोखरी दुवै घुम्नु, या त होटलकै जानकार व्यक्ति लिएर यता आउनु। तर एक्लै दुक्लै आफू खुसी चाहिँ यता नआउनु फेरि सल्लाह दिन्छु म। यता सबैतिर उस्तै देखिन्छ, धेरै उचाइ भएकोले हुस्सु लागिरहन सक्छ। यहाँ आएर अलमल परियो भने अप्ठ्यारोमा चाहिँ परिन्छ नि। यहाँ यस्ता चुच्चे डाँडाका कैयन तहहरू छन्। एउटा कटेर अर्कोतर्फ जाँदा फेरि उस्तै नै आउँछन् भूगोल। ढुङ्गा या चट्टानको बनावट पनि उस्तै नै लाग्छ। ठाउँ चाहिँ यति गजबको छ भनेर साध्य छैन, दृष्टि आफै बोल्छ यस विषयमा चाहिँ। हामी अब लक्ष्मी पोखरी पुग्नै लाग्यौँ। साथीहरूको एउटा टोली अघि नै पुगिसकेछ पोखरी, हामी उहाँहरूलाई पछ्याउँदैछौँ। यति मनोवातावरणमा खुलेर मजा लिँदै अलि ढिलो गरेर हिँड्दैछौँ हामी। नेपालतर्फको कुनै गोठबाट हामीले पछ्याउँदै आएको कुकुर हामी साथै छ। यो हो लक्ष्मी पोखरी, निकै उत्कृष्ट र विशाल पनि। हामीभन्दा अघि आउने साथीहरूले लिनुभएको दृश्य यो। ठिक्क उसु हराएको बखत यस्तो देखिँदो रहेछ पोखरी। हामी पछाडि ढिलो गरी आउने साथीहरू यहाँ आइपुग्दा उसुले सबै छोपिदियो।

देख्न पाएकै छैन पोखरी अहिलेसम्म। यत्रो दुःख गरेर यहाँ आइसकेपछि पोखरी नहेरी फर्किने कुरै भएन। बरु घन्टौँ प्रतीक्षा गर्नेछौ, समय निकै बाँकी नै छ आज।

0: एकजना साथी तल जानुभयो पोखरी, फेरि एकैचोटि तल गएको छ कि के छ देखिएको छैन, हामी यसरी प्रतीक्षा गरिरहेको छौँ सबैजना साथीहरू, तर यतापट्टि खुलेको छैन, तर आकाश चाहिँ फेरि खुलेको छ र आशा गरौँ केही छिनमा खुल्छ कि। हामीले करिब झन्डै घन्टा भयो यहाँनिर पर्खेको, यो लक्ष्मी पोखरीको माथिल्लो भित्तामा यो सबै केन्जो पदमसाल भित्तैभरि देख्न सकिन्छ। यसरी नै यो चट्टान्ने भूमिमा प्रशस्त पदमसालहरू छन्। हामीले धेरै समयसम्म लक्ष्मी पोखरी खोलिदिन्छ कि भनेर प्रतीक्षा गर्यौँ, तर करिब एक डेढ घन्टासम्म पनि नखुलेपछि अब मौसमलाई हामीले जित्न सकेनौँ। अब वास्तवमा लक्ष्मी पोखरी चाहिँ यो यात्रा गर्दाखेरि यो भेगमा भेटिने एउटा ठुलो मध्येको पोखरी आकारको हिसाबले चाहिँ र महत्वको हिसाबले पनि यो भयङ्कर ठुलो चाहिँ महत्व बोकेको पोखरी हो। भनिन्छ लक्ष्मी पोखरी चाहिँ साक्षात देवी लक्ष्मीको चाहिँ बास रहेको स्थान हो। यो स्थानमा आएर दर्शन गर्दाखेरि चाहिँ धन लाभ हुने, अलिकति मनमा भएका चाहिँ इच्छा आकांक्षाहरू पूरा हुने एउटा चाहिँ विश्वास रहिआएको छ। हाम्रो धेरै समयको प्रतीक्षा पश्चात पनि पोखरी नखोलिदिएपछि हामीले पोखरीसँग नै माफी माग्दै यहाँबाट चाहिँ फर्किएर चाहिँ जानुपर्ने अवस्था रह्यो र हामी अब यहाँबाट फेरि फर्किएर तल जान्छौँ र त्यहाँबाट चाहिँ भोलिको लागि चाहिँ जुन एउटा तिम्बुङ क्षेत्रमा चाहिँ एउटा यो तिम्बुङ ट्रेल रन चाहिँ आयोजना भएको छ त्यसको चाहिँ फेरि दृश्यहरू राख्छौँ र लेकमा जहाँ चाहिँ हामीलाई सास फेर्न पनि मुस्किल हुन्छ त्यहाँ चाहिँ प्रतिस्पर्धीहरूले धावकहरूले कसरी चाहिँ प्रतिस्पर्धामा भाग लिनुहुन्छ र कुन चाहिँ एउटा क्षमता देखाएर चाहिँ दौड लगाउनुहुन्छ अबको हाम्रो दृश्य चाहिँ त्यो नै रहनेछ।
1: पोखरी यही छ भन्ने लक्षण चाहिँ बुझियो, धेरैले पोखरी हेर्न पाइएन, हुस्टु हट्ला भनेको झन् थपिएर गयो, अब हामी तल फर्किनुको विकल्प छैन। हामी फर्किएर तिम्बुङ पोखरी छेउको होटलमा आयौँ। यहाँ खाना बस्नको राम्रो व्यवस्था छ, यो व्यवस्थित होटल नै हो। आज नयाँ दिन, मौसम सफा गरी खुलिदियो।
2: ठुलो भन्ज्याङको गोठ ए यो तल देखिएको ए कति चौरी गोठ हो नि, कतिवटा पो छन् चौरीहरू?
3: चालिस
2: चालिस चौरी ए सबैले दुधहरू दिन्छन् कि घर
3: मैले दिन्छ
2: ए कति लिटर जस्तो आउँदो रहेछ चौरीको दुध?
3: चार लिटर जति आउँछ
2: एउटाको, भनेपछि त धेरै पो हुन्छ त दुध त ए अनि के बनाउनुहुन्छ त्यसमा? अनि कति अगाडि देखिएको रहेछ तपाईँहरूको यहाँ?
3: हाम्रो त 20 वर्ष जति पाले,
2: 20 वर्ष भने
1: तिम्बुङ पोखरीको यतातर्फ अर्थात् हाम्रो नेपालतर्फ पनि चौरी गोठहरू छन्। एउटा गोठमा हामी फेरि हेरौँ, यहाँ दुध पनि पिउनेछौँ र दाजु हुनु रहेछ भने गफ पनि गर्नेछौँ।
4: तपाईँको चाहिँ गाईहरू छन् कि चौरी?
5: चौरी छन्,
4: मेरो चौरी गाई। कति चौरी गाई छन्?
5: मेरो
4: 25-26
5: बगाल चाहिँ त्यति छ होइन, अब मेरो पनि अहिलेको सिजनमा 18 ब्याउने उसमा अब यो रोगले के भएर मेरो 9 मात्रै भइरहेछ अहिले।
4: रोग चाहिँ कुन लाग्छ
5: रोग चाहिँ त्यही लम्पिस भाइरस
4: लम्पी
5: अहिले थालाको हो त्यसरी।

0: त्यहाँ अब सबैको जस्तो अहिले ठाउँमै वस्तु गोरु लाग्ने, गोरु लाग्दा कुनै नथामिने, कुनै तिन चार महिना भएपछि ऊ गर्भ फ्याँक्ने, फेरि त्यस्तो अवस्था भएर चाहिँ अहिले सबैको गोठमा अलिक कमै हुन्छ। अब आठ दसवटा दोहोरियो भने पनि छ सात मुन जस्तो छुर्पी हुन्छ, धानमा सुनकी हुन्छ,
1: दुध चाहिँ बिक्री त हुने कुरो भएन,
0: त्यो सिस्टम छैन यहाँ,
2: कता
0: लानु होइन। अब बाक्लो घर भए पो वरपर गरेर अब यहाँ छ महिना आठ महिना बस्ने भए पो व्यवस्थापन गर्नु डाइरी, अब कुनै फेसिलिटी बनाएर चिज बनाउनु, पनिर बनाउनु त पनि सम्भव छैन। पनिर बनाउँदा पनि मार्केट चाहियो, मार्केट छैन, बजार छैन,
1: तपाईँले जाने कुरो
0: भएन, अनि त्यो भएपछि नजिकमा गाउँ छैन, एक दिन लाग्छ, एक दिन त मजा कुहिन्छ, दुध कुहिन्छ, जाम छ, अब त्यो सम्हाले छैन, जति सामान भने घिउ छुर्पी मात्रै घिउ छुर्पी रहन्छ।
2: अनि यहाँ राज्यबाट केही त्यस्तो तपाईँहरूले सुविधाहरू पाउनु भएको छ कि अहिलेसम्म?
0: अहिलेसम्म छैन।
2: यो त किसानहरूलाई त विभिन्न तपाईँको बजेटहरू छुटिन्छ
0: होइन, अब बजेटहरू छुटिन्छ, अब छुट्यो भनेर माथिबाट घोषणा भएको रेडियोमा न्युजमा हेरिन्छ, तर हामीले अब त्यो सेवा सुविधा लिने ठाउँमा गएर अब कागजात मिलायो, अब डकुमेन्ट केही मिलायो, अब मिलाएर अब हामी ती बसिरहने कुरा हुँदैन, साथीभाइलाई अराएर आउनुपर्छ, अराएर आउनुपर्दा कहिले म्याद गयो भन्छौँ, कहिले तपाईँको त के मिलेन अब समय जान आँटो आउनु भन्छौँ, अब त्यो हामीले गएर समय उ गरेर मिलाएर लिनै नपाइँदो रहेछ।
2: अब यहाँ आएर सोधिदिने पनि कोही छैन फेरि,
0: अब सोधिदिने हुन्छ न, भएपछि तपाईँहरू जस्तै पत्रकार हुनु अरू हुन्छ
2: सोधिदिने,
0: त्यो त छैन, राज्यको निकाय त छैन अहिले,
2: यहाँसम्म आउँदैन,
0: अब सोध्ने त होइन, अब हामीले गर उही अब हाम्रो यस्तो व्यवस्था छ, हामी यसरी गर्दैछौँ, हामीलाई केसम्म दिन सक्ने सहुलियत दिन्छ भन्दा अब त्यो अहिले छैन, अब पछाडि बजेट छुट्टिएर केही आएछ भने यसो सम्पर्क गरौँला भन्ने चलनै छ होइन। बिक्री हुँदैन
2: जसको कारणले गर्दा मूल्य पनि त घट्यो होला,
0: मूल्य त घट्यो, अब पहिले लाख रुपियाँमा जाने चौरे अब अहिले 50,000 जाँदैन,
1: 50,000
0: बिक्दैन, भनेपछि मूल्य कन्त घट्यो नि, अब पोहोरदेखि हाम्रो अहिले छुर्पीको भाव पनि घट्यो, अब बाहिर अमेरिका जान्छ, अब डक्टरको रूपमा जान्थ्यो, अब अहिले आएर कतिवटा कम्पनीले चाहिँ अब यता नेपाली नक्कली शरणार्थी बनिएर जाने मान्छे चाहिँ टाठोबाट चाहिँ उही कम्पनी खोल्दै अरे, अब अस्ट्रेलिया र अमेरिकामा पशुपालक धेर अरे होइन, त्यहाँ भएपछि अब चार पाँचवटा कम्पनी अमेरिका र अस्ट्रेलिया हुँदाखेरि अमेरिकाको आदि बजार चाहिँ उहीको डक्टर उत्पादनले भ्याइदियो अरे, त्यो भ्याइदिएपछि अहिले जब छवटा कति कम्पनीमा तिनवटा कति कम्पनी चाहिँ ड्यामिसै भयो, त्यो कम्पनी लाँदै लगिँदैन, त्यो भएपछि कतिको माल अहिलेसम्म गोदामै ठप्प छ, अब कतिको चल्ने कति नचल्ने छैन होइन। अब हाम्रो चौरीको छुर्पी चाहिँ अलिक खाने रूपमा जाँदाखेरि अनि इन्डियातिर जाँदा पनि खानेमै जाँदाखेरि अब छट्टै उठेर जाँदा मान्छेले खानेमा जाने सम्भावनामा मात्रै छ।
3: हामीले दाजुको गोठमा बसेर धेरै समय बितायौँ, चिसो ठाउँ आगो ताप्दै यसै बस्न पनि रमाइलो भयो। हाम्रो देशमा वास्तविक किसानलाई राज्यले कहिले सम्बोधन गर्दैन, हरेक गोठ र यताका कृषकहरूको मुखमा यही पीडा भेटिन्छ नै।
4: आज बिहानै हामी यो भन्ज्याङको रेड पाण्डा होटलमा उठ्यौँ, अब आज चाहिँ यहाँनिर यो म्याराथनको तयारी हुँदैछ, सबै धावकहरू एकदमै तयारी अवस्था हुनुहुन्छ। तिमुङ पोखरीबाट सुरु हुने करिब 8 किलोमिटर लामो यो दौड़को प्रतियोगितामा चाहिँ सिक्किमको पनि प्रतियोगीहरू आउनु भएको छ, नेपालको हुनुहुन्छ, गोठ चौरी गोठवासी हुनुहुन्छ भने अलिकति व्यवसायिक खालको धावकहरू पनि हुनुहुन्छ। अब यो लेगमा उहाँहरूले कसरी कुद्नुहुन्छ, को अगाडि को पछाडि र को विजेता हुन्छ, यहाँ विजेता प्रथम दोस्रो र तेस्रो हुनेलाई चाहिँ पुरस्कारको व्यवस्था पनि रहेछ, त्यो चाहिँ अब हामी हेर्छौँ यहाँनिर। हामी उहाँहरूसँग कुद्न त सक्दैनौँ, तर बिचबिचमा साथीहरू हुनुहुन्छ, खिच्दै खिच्दै खिच्दै हामी तलसम्म चाहिँ उहाँहरूको चाहिँ दौडलाई चाहिँ निहाल्नेछौँ।
5: म्याराथन भनेर रन भनेर हाम्रो यहाँ तेन्बुङ पोखरी संरक्षण समितिले आयोजना गरेको र हामी पर्यटन कार्यालय काँकरभिट्टाले चाहिँ यसलाई चाहिँ के आर्थिक सहयोग गरेको र सहकार्यको रूपमा हामीले यसलाई नजिकबाट हेरिरहेका छौँ। यो डेस्टिनेसनमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण काम भनेको चाहिँ यहाँको संरक्षण समितिले गरेको छ र उहाँहरूसँग सहकार्य गर्न पाउँदा हामी एकदमै खुसी भएका छौँ र यो हाम्रो सुरुवात हो। यो जुन अहिले रन म्याराथन भनेर हामी जुन सुरुवात भएको छ यो चाहिँ एउटा प्रारम्भिक काम हो। यसले यस्तो क्षेत्रहरू चाहिँ यो कोशी प्रदेशभित्र रहेका धेरै क्षेत्र धेरै डेस्टिनेसनहरूलाई चाहिँ हामीले अहिले सूचीकृत गरेका छौँ।
6: यसरी चाहिँ अगाडि बढ्नु पर्ने भयो क्या?
7: 411 यता छु, स्टाइल ड्राइभर हरि भण्डारी यता
6: कोही छैन, कसलाई कसलाई चाहिँ

0: सबैजना आइसके अब होइन
1: करौँ यहाँबाट तल पाङ्गासम्म 7.8 किलोमिटरको दूरी तपाईँहरूले पार गरेर त्यहाँ पुग्नुपर्नेछ। कति बेला पुगेर चाहिँ पाङ्गा पुगौँ भन्ने छ, सुवारी कति बेला जितौँ भन्ने छ, त्यो सुवारीको तर त्यो सुवारी कुरा अन्तर्गत तपाईँहरूले सबैभन्दा संवेदनशील त्यहाँनिर तपाईँहरूले 50,000 बराबरको त्यहाँ केही क्षति भयो भने तपाईँहरूको शरीरमा कुनै चोट लाग्यो भने
2: उजुर तरिका सबै थाहा छ
3: हामी सबै उत्साह नै छ।

0: 等会儿，来，我刚到我的车高头上，来，
1: तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा नेपाल साथै भारतबाट आएका 3 महिला सहित 30 जना धावकले भाग लिए। करिब 8 किलोमिटर दूरी 33 मिनट 31 सेकेन्डमा पार गर्दै पाँचथरका विशाल राई प्रथम भए। भारत सिक्किमका पिङ्सो नामग्याल भुटिया दोस्रो भए भने तिम्बुङ पोखरीकै चौरी पालक भरत बानिया तेस्रो भए। हामीलाई 1-2 घण्टा भन्दा बढी लाग्ने दूरी उनीहरूले आधा घण्टामै तय गरे र प्रथमले 30,000, दोस्रोले 20,000 र तेस्रोले 10,000 साथमा ट्रफी प्राप्त गरे। हामीलाई पनि यो दौड हेर्न अत्याधिक रोचक लाग्यो। तिम्बुङ पोखरी र लक्ष्मी पोखरी यात्रा अविस्मरणीय रह्यो। यहाँहरूलाई भिडियो कस्तो लाग्यो त प्रतिक्रिया कमेन्ट गरिदिनुहोस् है त। आजलाई भने म सचिन औपाने सहित सम्पूर्ण टिम बिदा मान्छु। भिडियोको अन्त्यसम्म रहनुहुने सबैजनालाई धन्यवाद।
2: झन्डै 50 स्क्वायर किलोमिटरमा फैलिएको यो सहरमा लगभग 20 लाख मानिसहरूको बसोबास छ। यसको नाम सुन्ने बित्तिकै हामी ठुला बिल्डिङहरू, प्राचीन मठ मन्दिर, मानिसहरूको हुल्ड र हल्ला, गल्ली गल्लीको त्यही ट्राफिक जाम, फोहोरको डङ्गुर र लाखौंको संख्यामा यो सहर हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरूलाई कल्पना गर्छौ। यो सहर नेपालमा पर्यटन उद्योगको प्रवेशद्वार हो र देश छाड्नेहरूका निम्ति निकासद्वार पनि। यो सहर धनी वरिष्ठका लागि पैसा छाप्ने यन्त्र हो र गरिब दुखीका लागि गरी खाने थलो पनि। यो सहर नेपालकै सबैभन्दा विकसित सहर हो र सबैभन्दा बढी जनघनत्व भएको सहर पनि। यो हो हामी सबैको सपनाको सहर काठमाडौँ। तर आजभन्दा करिब 250 वर्ष अगाडि काठमाडौँ केही फरक थियो। ठ्याक्कै कस्तो थियो भनेर कुनै तस्विर या भिडियो त छैन, तर इतिहासका विभिन्न पुस्तकहरू पढ्ने हो भने केही तथ्यहरू भेट्न सकिन्छ। जस्तै काठमाडौँमा त्यो समय मल्ल राजाहरूले शासन गर्थे र राजा थिए जयप्रकाश मल्ल। त्यति बेला काठमाडौँमा फ्याट फुटक केही थोरै घरहरू मात्र थिए, तर त्यसको तुलनामा खेती योग्य जमिनहरू भने टन्नै थियो। खुल्ला चौर, अनगिन्ती सांस्कृतिक धरोहर र मठ मन्दिर, ठूला दरबार र वास्तुकलाका उत्कृष्ट नमुनाहरू, चारैतिर हरियाली, डाँडा काँडा, वनपाखा, ठूलै घाँसे मैदान, काठमाडौँ स्वर्गै थियो भन्दा फरक नपर्ला। तर आज 250 वर्ष पछाडि काठमाडौँमा सबै कुरा फेरिएको छ। तस्विर खोज्दै जाने हो भने 50 वर्ष अगाडिका केही तस्विरहरू भेटिन्छन्। ती तस्विरहरूलाई अहिलेको समयसँग तुलना गर्नुभयो भने काठमाडौँ कति तीव्र गतिमा विकास भएको छ भन्ने कुरा प्रष्ट देखिन्छ। विकाससँगै हाम्रो प्रकृतिको दोहन पनि त्यत्तिकै भएको देखिन्छ। थोरै समयमै ठूला ठूला भवनहरू ठडिएका छन् र 50 वर्षको अन्तरालमै जनसङ्ख्या झन्नै 10 गुणाले बढेको छ। तर एउटा कुरा भने, न यो 50 वर्षमा फेरिएको छ, न त विगत 250 वर्षदेखि नै फेरिएको छ, र त्यो हो नेपालको राजधानी। पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि जित हासिल गरेको केही समय पछाडि विक्रम सम्वत 1826 चैत्र 12 गते काठमाडौँलाई आफ्नो राजधानी बनाउँछन् र काठमाडौँकै दहचोकमा बसी आफ्नो शासन चलाउँछन्। तर काठमाडौँ नै किन त? उनले काठमाडौँमा त्यस्तो के देखे जसले गर्दा आफ्नो जन्मभूमि गोर्खालाई नभएर आफूले भर्खरै जितेको राज्यलाई आफ्नो देशको राजधानी बनाइदिए? काठमाडौँलाई नै आफ्नो देशको राजधानी बनाउन उनी बाध्य थिए या यसमा उनको केही रणनीति थियो त? पृथ्वीनारायण शाहको त एउटा कुरा होला, तर 250 वर्ष पछाडि अहिले पनि देशको राजधानी किन काठमाडौँ नै छ त? किन कसैले यसलाई फेर्ने आँट गरेको छैन त? आउनुहोस् यो सबै विस्तारमै बुझ्ने कोसिस गरौं आजको इन-डेप्थ स्टोरीमा। काठमाडौँको कुरा गर्नुभन्दा पहिला हामीले क्यापिटल शब्द बारेमा थोरै जान्नै पर्ने हुन्छ। क्यापिटल शब्द आफैमा एउटा ल्याटिन वर्ड क्यापुटबाट आएको शब्द हो, जसको अर्थ हेड अर्थात् टाउको हुन्छ। क्यापिटल सिटी कुनै पनि देशको एडमिनिस्ट्रेटिभ र पोलिटिकल सेन्टर हो। सुप्रिम कोर्ट, पार्लियामेन्ट र अरू थुप्रै गभर्नमेन्टल एजेन्सी देशको राजधानी भित्रै हुन्छ। त्यसैले प्राय सबै देशले आफ्नो देशको सबैभन्दा ठूलो शहरलाई नै आफ्नो देशको राजधानी बनाउने गरेका छन्। तर कुनै पनि देशको राजधानी मेनली यी चार फ्याक्टरहरूद्वारा चुज गरिन्छ: पोलिटिकल, हिस्टोरिकल, इन्फ्रास्ट्रक्चरल र इकोनोमिक एस्पेक्ट। प्राय सबै देशले यही नियमको पालन गरी आफ्नो देशको राजधानी छान्ने गर्छन्। उदाहरणका लागि हामीले इङ्ल्यान्डलाई लिन सक्छौँ। लन्डन इङ्ल्यान्डको राजधानी हो, तर त्यस अगाडि विन्चेस्टर र त्योभन्दा अगाडि कोलचेस्टर इङ्ल्यान्डका राजधानी थिए। अल्फ्रेड द ग्रेटको शासनकालमा विन्चेस्टरलाई देशको राजधानी बनाएर देशका केन्द्रीय सरकारका संस्थाहरू विन्चेस्टरमै सारिएको थियो। त्यो सहर लन्डनको नजिकै थियो। समय बित्दै जाँदा लन्डनमा पर्यटन उद्योगले ऱ्यापिड टर्न लिन थाल्यो, जसले गर्दा लन्डनमा व्यापार अचानक तीव्र गतिमा बढ्न थाल्यो। मुख्य गरी भेडाको ऊन तथा विभिन्न कपडा उद्योगले केही समयमै लन्डन सम्पन्न भयो। अब पर्यटन र व्यापार बढेसँगै लन्डनको आसपास पूर्वधारको पनि विकास हुन सुरु भयो, जसले गर्दा लन्डनको इकोनोमी केही वर्षमै दोब्बर भयो। यसरी लन्डनको इकोनोमिकल, इन्फ्रास्ट्रक्चरल र पोलिटिकल एस्पेक्ट हेरेर यसलाई इङ्ल्यान्डको राजधानी बनाइयो। पछि सन् 1666 द ग्रेट फायर अफ लन्डनका कारण लन्डनका धेरै संरचनाहरू तस नस भए। इभन दोस्रो विश्वयुद्धको बमबारीले पनि यो सहरलाई ठूलै क्षति पुर्यायो। तर त्यसको बावजुद पनि आज पनि लन्डन नै इङ्ल्यान्डको राजधानी छ। यसले लन्डनको इकोनोमिक र पोलिटिकल स्थिरतालाई दर्शाउँछ। तर कुनै कुनै देशहरूले आफ्नो देशको राजधानी धेरै नै अनौठो तरिकाले छान्ने गर्छन्, जस्तै कि ब्राजिल। ब्राजिलको राजधानी ब्राजिलिया हो, तर सुरुमा यसको राजधानी रियो दि जेनेरियो थियो। पछि रियो दि जेनेरियोको हो हल्ला र तटीय वातावरणबाट टाढा जाने र देशको केन्द्रलाई आफ्नो राजधानी बनाउने नियत सहित ब्राजिलले ब्राजिलिया चुज गर्यो। तर ब्राजिलिया सिटी पनि थिएन, यहाँ मानिसहरूको बसोबास नै थिएन, त्यसैले यसलाई कम्प्लिटली फ्रम स्क्रच, यानि कि जिरोबाटै बनाउन सुरु गरियो। हुनेवाला राजधानीलाई पर्यटकीय सहरको रूपमा प्रचार गर्न ब्राजिललाई एउटा हवाईजहाज जस्तो आकार दिइयो, अनि विस्तारै संरचनाहरू बनाउँदै गएपछि त्यहाँ बसोबास गर्न मानिसहरू पनि माइग्रेट गर्न थाले। यसरी हेर्दा अरू कुनै अस्तित्व भएको सहरलाई आफ्नो राजधानी बनाउनुको साटो ब्राजिलले अर्कै रणनीति लिएर एउटा नयाँ ठाउँलाई आफ्नो राजधानी बनाएको देखिन्छ। अर्को लोकप्रिय उदाहरण हो अस्ट्रेलिया। क्यानबेरा अस्ट्रेलियाको राजधानी हो, तर यस अगाडि सिडनी र मेलबर्न मध्ये कुन सहरलाई आफ्नो देशको राजधानी बनाउने भन्ने बारेमा धेरै विवाद भए पछाडि अस्ट्रेलियन सरकारले अर्कै रणनीति ल्यायो। सिडनी र मेलबर्नको बीचमा रहेको सहर क्यानबेरालाई आफ्नो देशको राजधानी बनायो र यसलाई ग्रीन सिटी, यानि कि हरियो सहर भनेर प्रचार गर्न सुरु गर्यो। अब यो त अस्ट्रेलियाको कुरा भयो, तर कुनै देशहरूले आफ्नो राजधानी एकदमै भिन्न तरिकाले छान्ने गर्छन्। उदाहरणका लागि हामीले जापानलाई नै लिन सक्छौँ। टोकियो जापानको राजधानी हो, तर पहिला जापानका सम्राट जुन सहरमा बस्ने गर्थे त्यही सहरलाई नै जापानको राजधानी मानिन्थ्यो। सन् 1868 भन्दा अगाडि जापानका राजा यानक्योमा बस्ने गर्थे, जसलाई आज कोट्यो भनेर चिनिन्छ। 1000 वर्ष भन्दा बढी समय क्योटो नै जापानको राजधानी थियो। त्यस पछाडि सन् 1868 जापान सरकार र सम्राटको महललाई एडोमा सारियो र त्यही एडोको नाम फेरेर टोकियो राखियो। यसरी हेर्दा जापानको राजधानी समयसँगै फेरिएको देखिन्छ। अब काठमाडौँको कुरा गरौं। काठमाडौँलाई नेपालको राजधानी किन बनाइयो, यो कुरा बुझ्नलाई हामी 18 शताब्दीमा जानुपर्ने हुन्छ, यानि कि आजभन्दा करिब 250 वर्ष अगाडि।

काठमाडौँ उपत्यका पहिला एउटा सिङ्गो राज्य थियो र यहाँनिर मल्ल राजाहरूले शासन गर्थे। तर मल्लहरूबीच आपसी मनमुटाव बढ्दै गए पछाडि उनीहरूले काठमाडौँ उपत्यकालाई तीन फरक राज्यमा बाँड्ने विचार गरे। काठमाडौँ यानि कि त्यति बेलाको कान्तिपुर, भक्तपुर यानि कि बादगाउँ र ललितपुर यानि कि पाटन, तिनै राज्यहरूमा मल्ल राजाहरूले नै शासन गर्ने गर्थे। काठमाडौँ उपत्यका बाढीसँगै मल्ल राजाहरू धेरै नै कमजोर बनेका थिए। यी हुन् जयप्रकाश मल्ल, काठमाडौँका अन्तिम मल्ल राजा। पृथ्वीनारायण शाहको पहिलो प्राथमिकता नै काठमाडौँमाथि जित हासिल गर्नु थियो, किनभने यसमा पृथ्वीनारायण शाहको अर्को नै रणनीति थियो। सिङ्गो नेपाल एकीकरण गर्न हिँडेका उनी अब आसपासका राज्यहरू पनि जित्ने सोचमा थिए। काठमाडौँमा उनले जित हासिल गरेको खण्डमा यो ठाउँ मुख्य राज्यहरूको केन्द्र हुने थियो र उनको एकीकरण अभियानमा यो ठाउँले मुख्य पात्रको रूपमा काम गर्ने कुरा उनले राम्रोसँग बुझेका थिए। यही क्रममा पृथ्वीनारायण शाहले तीन पटकसम्म लगाएर किर्तिपुरमाथि विजय हासिल गरे। त्यो क्रममा उनले प्रयोग गरेका इन्ट्रेस्टिङ रणनीतिहरूलाई समेटेर हामीले काठमाडौँ अट्याकको अनि युनिफिकेसनकै बारेमा अझै डिटेलमै भिडियो बनाइसकेका छौँ, पक्कै पनि हेर्नुभयो होला। देव उनले उपत्यका मध्येको सबैभन्दा शक्तिशाली राज्य काठमाडौँमाथि जित हासिल गर्छन्। काठमाडौँको हार भएको थाहा पाएसँगै भक्तपुरका राजा रञ्जित मल्ल र ललितपुरका राजा तेज नरसिंह मल्ल दुवैले पृथ्वीनारायण शाहका अगाडि हार स्वीकार गर्छन्। त्यस पछाडि नै पृथ्वीनारायण शाहले काठमाडौँको दहचोकमा बसी आफ्नो राज्य चलाउँछन्। तर काठमाडौँलाई नै केन्द्र बनाउनु पर्ने गरी काठमाडौँ त्यस्तो महत्वपूर्ण चाहिँ किन थियो त? यो बुझ्नलाई हामीले काठमाडौँको इतिहास बुझ्नु पर्ने हुन्छ। काठमाडौँको इतिहास 2000 वर्ष भन्दा पनि पुरानो छ। काठमाडौँ मानिसहरूको बसोबास रहेको विश्वभन्दा सबैभन्दा पुरानो सहर मध्ये एक हो। यसको खोज 2 शताब्दीमा मञ्जुश्रीले गरेका थिए। नेवारी र बुद्धिस्ट माइथोलोजीका अनुसार उनी एक भगवान थिए या भनौं बोधिसत्य। बोधिसत्य त्यस्ता व्यक्तिहरूलाई भनिन्छ जो मुक्तिको बाटोमा हिँडेका हुन्छन् या भनौं भगवान बुद्धको मार्गमा हिँडेका हुन्छन्। काठमाडौँ पहिला एउटा विशाल ताल थियो जसलाई नागदह भन्ने गरिन्थ्यो। मञ्जुश्रीले काठमाडौँलाई एउटा मानिस बस्न लागेको सहर बनाउने सोचले सोबारको डाँडानिर गएर तलवारले काटिदिएका थिए अनि त्यस पछाडि उपत्यकाको सबै पानी बगेर गएको थियो। अब केही धार्मिक ग्रन्थहरू अनुसार भने त्यसको केही समय पछाडि बनासुरा नाम गरेका एउटा राक्षस काठमाडौँ आएर फेरि चोबार बन्द गरिदिएका थिए र उपत्यकामा फेरि पानी भरिएको थियो। त्यो थाहा पाए पछाडि भगवान कृष्ण नेपाल आएर बनासुराको अन्त्य गरी उनले आफ्नो सुदर्शन चक्रले चोबार फेरि काटिदिएका थिए। काठमाडौँ फेरि रहन लायक बनेको थियो। अरू केही गाई गोठहरू पनि उनले आफूसँगै लिएर आएका थिए। तिनै गोठालाहरू मध्येका एक भुक्तमानलाई उनले काठमाडौँको पहिलो राजा बनाए र गोपाल वंशीय शासनको सुरुवात गरिदिए। समयसँगै काठमाडौँमा महिषपाल, किराँत, लिच्छपी, मल्ल जस्ता भिन्न भिन्न वंशहरूले शासन गर्न थाले। यसरी पनि काठमाडौँ हिस्टोरिकल्ली इम्पोर्टेन्ट हुँदै गयो। त्यसबाहेक काठमाडौँ पहिलादेखि नै एक ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी थियो। प्राचीन समयदेखि नै काठमाडौँ व्यापार, संस्कृति र प्रशासनिक क्षेत्रको महत्वपूर्ण केन्द्र थियो। काठमाडौँ किराँत वंशीय राजाहरूको समयमा तिब्बत र इन्डिया बीचको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मार्ग थियो। इन्डियाबाट आएका व्यापारीहरू यही बास बस्ने भएकाले काठमाडौँमा सधैँ बेग्लै प्रकारको उल्लास र रमझम हुन्थ्यो। सँगसँगै काठमाडौँ निवासीहरूले यसबाट आर्थिक लाभ पनि लिइरहेका थिए। भारतीय व्यापारीसँग राम्रो सम्बन्ध बनाएका नेवारहरूले बिस्तारै भारतको माध्यमबाट तिब्बतसँग व्यापार गर्न थालेका थिए। अब तिब्बतसँग नै राम्रो व्यापारिक सम्बन्ध बनाएका नेवारहरूले त्यहाँका स्थानीय उत्पादनलाई पनि निर्यात गर्न थाले। काठमाडौँ थोरै समयमा धेरै नै अगाडि बढिसकेको थियो। कला, कौशल अनि सांस्कृतिक धरोहरको धनी काठमाडौँ अब आर्थिक तवरबाट पनि धनी बन्दै थियो। त्यो बाहेक काठमाडौँको माटो एकदमै उर्वर थियो। यहाँ धान, मकै, कोदो, लसुन, बन्दा, काउली जस्ता अन्नहरू मनग्ग फल्ने गर्थे। त्यो बाहेक तोरी, उखु, कपास, बेसा र अदुवा जस्ता नगदे बालीहरू पनि फलाइने गरिन्थ्यो र यो कुरालाई काठमाडौँको बागमती, विष्णुवती र मनोहरा जस्ता नदीहरूको प्रत्यक्ष पहुँचले पनि सजिलो बनाउँथ्यो। किसानहरूलाई रायश्वरी नहरको माध्यमबाट खेतमा पानी पुर्याउन धेरै नै सजिलो भएको थियो। यसरी आफ्नो सहरलाई पुग्ने अन्न उत्पादन साथै विभिन्न नगदे बाली उत्पादन गर्नाले यहाँका किसानहरूले राम्रो मुनाफा आर्जन गरिरहेका थिए। यसरी थोरै समयमा काठमाडौँ नेपालको प्रशासनिक, आर्थिक र राजनीतिक केन्द्र बनिसकेको थियो। नेपालका अधिकांश सरकारी कार्यालय, राजदरबार, विदेशी दूतावास र अरू महत्वपूर्ण कार्यालय पनि काठमाडौँभित्रै बन्दै गए। काठमाडौँ संस्कृति, परम्परा, वस्तुकला र मानव सभ्यताका तवरले हेर्दा पनि सिङ्गो नेपालको राजधानीको रूपमा उचित देखियो। पृथ्वीनारायण शाहको एकीकरण अभियान भन्दा धेरै अगाडिदेखि नै काठमाडौँले भारत र तिब्बत बीचको व्यापारिक केन्द्रको रूपमा काम गर्थ्यो र दुवै देशसँग राम्रो व्यापारिक सम्बन्ध बनाइसकेको थियो। यसरी हेर्दा स्थानीय उत्पादनले बजार पाउने र बाहिरबाट सामान आयात गर्न पनि सजिलो हुने देखियो अनि लोकेसन

नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई समेत कड़ा चेतावनी दिँदै इरानलाई नयाँ हतियार प्रणाली उपलब्ध गराएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्। अमेरिकी गुप्तचर निकायहरूले आगामी हप्ताहरूमा इरानले चीनबाट तेस्रो देशको माध्यम प्रयोग गरी अत्याधुनिक हवाई रक्षा प्रणाली प्राप्त गर्न सक्ने संकेत पाएपछि ट्रम्पले यस्तो कड़ा प्रतिक्रिया दिएका हुन्। एकातिर इरानले अमेरिकी शर्तहरूलाई अत्यधिक कड़ा र एकपक्षीय भन्दै अस्वीकार गरेको छ भने अर्कोतिर चीनले हतियार आपूर्तिको मात्रा बढाएसँगै मध्यपूर्वको संकट अब झन जटिल र बहुपक्षीय सैन्य टकरावको दिशामा अघि बढ़ने संकेत गरिरहेको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृंखलामा हामी शान्तिवार्ताको आवरणमा बुनिएको कूटनीतिक षड्यन्त्र, हर्मुजमा अमेरिकी युद्धपोतको रहस्यमय मुभमेन्ट र इजरायलले वार्तालाई कसरी निष्कर्षविहीन बनायो भन्ने बारेमा विशेष चर्चा गर्नेछौ। पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको ऐतिहासिक फेस टू फेस वार्ता अन्तत 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुन पुग्यो। आइतबार एक पत्रकार सम्मेलन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताको नराम्रो खबर सुनाउँदै इरानसँग सहमति हुन नसकेको आधिकारिक जानकारी दिएका थिए। भान्सका अनुसार 21 घण्टासम्म निकै गम्भीर र ठोस छलफलहरू भए तापनि इरानले अमेरिकी रेडलाइन अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। इस्लामाबाद वार्ताका मुख्य मुद्दाहरू: अप्रिल 2026 पाकिस्तानको मध्यस्थतामा आयोजित इस्लामाबाद वार्ता 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुनुमा दशकौंदेखि बल्झिरहेका पाँचवटा मुख्य मुद्दाहरू बाधक देखिएका छन्। यो वार्ता केवल एउटा प्राविधिक छलफल मात्र नभई दुवै राष्ट्रको प्रतिष्ठा, सुरक्षा र अस्तित्वको लडाई बन्न पुग्यो। वार्ताको टेबुलमा सबैभन्दा पेचिलो बनेको पहिलो मुद्दा युरेनियम सम्वर्धन हो, जसमा अमेरिका र इजरायलले इरानको आणविक क्षमतालाई पूर्ण बन्देज लगाउनु पर्ने रेड लाइन अघि सारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त इरानभित्रै छिरेर युरेनियम जफत गर्ने जस्ता कड़ा चेतावनी समेत दिइरहँदा इरानले यसलाई आफ्नो वैज्ञानिक र ऊर्जा सम्बन्धी सार्वभौम अधिकार भन्दै कुनै पनि शर्तमा त्याग गर्न अस्वीकार गर्यो। यही वैचारिक टकरावका कारण वार्ताले शुरूआतमै ठूलो धक्का महसुस गरेको थियो। यसै गरी इस्लामाबाद वार्ताको दोस्रो मुद्दा इरानको मिसाइल कार्यक्रम र मध्यपूर्वमा उसको क्षेत्रीय सैन्य प्रभाव बन्न पुग्यो। वाशिङटनले इरानलाई आफ्नो लामो दूरीको ब्यालिस्टिक मिसाइल विकास रोक्न र हिजबुल्लाह, हमास तथा हुथी विद्रोहीहरूलाई दिइने सैन्य सहयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने बतायो। तर तेहरानका लागि यी सशस्त्र समूह र मिसाइल क्षमता नै इजरायल र अमेरिकाको सम्भावित आक्रमण रोक्ने मुख्य सुरक्षा कवच हुन् जसलाई त्याग्नु इरानका लागि आत्मसमर्पण सरह हुन सक्थ्यो। त्यसैले इरान अमेरिकाको यो प्रस्ताव स्वीकार गर्न तयार भएन। त्यसै गरी तेस्रो मुद्दाको रूपमा रहेको आर्थिक नाकाबन्दी र क्षतिपूर्तिले वार्तालाई झन जटिल बनायो। इरानले विशेष गरी युद्धका कारण आफ्नो देशको भौतिक पूर्वाधारमा पुगेको खरबौं डलरको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने र वर्षौंदेखि लाग्दै आएका सबै आर्थिक प्रतिबन्धहरू तत्काल हटाइनुपर्ने कड़ा अडान राख्यो। अमेरिकाका लागि युद्धको क्षतिपूर्ति स्वीकार्नु भनेको रणनीतिक रूपमा आफूलाई पराजित र नैतिक रूपमा दोषी मान्नु सरह हुने भएकोले अमेरिकी टोली यस मागबाट पछि हट्यो। चौथो र रणनीतिक रूपमा सबैभन्दा संवेदनशील मुद्दा हर्मुज जलडमरूको नियन्त्रण र त्यहाँबाट हुने कर असुली बन्न पुग्यो। विश्वको तेल आपूर्तिको लाइफलाइन मानिने यस जलमार्गमा इरानले आफ्नो पूर्ण अधिकार दावी गर्दै रियाल मुद्रामा कर असुल्ने कानून ल्याएको छ, जसलाई अमेरिकाले हटाउनु पर्ने माग गरेको छ। तर यता अमेरिकी मागको विरोध गर्दै इरानले आरोप लगाएको छ कि जुन कुराहरू अमेरिकाले युद्धबाट हासिल गर्न सकिरहेको थिएन अहिले वार्ताबाट त्यही कुरा खोज्न खोज्दा इस्लामाबाद वार्ता निष्कर्षविहीन बन्न पुगेको हो। इरानमा भित्रियो चीनको हतियार। इस्लामाबादमा जारी अमेरिका र इरान बीचको वार्ताको जटिल पृष्ठभूमिमा चीनको रणनीतिक प्रवेशले विश्व राजनीतिमा एउटा नयाँ र शक्तिशाली मोड ल्याएको छ। अमेरिकी गुप्तचर निकाय सीआईएले हालै सार्वजनिक गरेको एक गोप्य र सनसनीपूर्ण रिपोर्टले व्हाइट हाउस र सम्पूर्ण पश्चिमा जगतलाई स्तब्ध तुल्याएको छ। यस रिपोर्टका अनुसार जब अमेरिका र इरान वार्ताको टेबुलमा थिए

ठीक त्यही समयमा चीनले इरानलाई अत्याधुनिक र घातक सैन्य प्रविधि उपलब्ध गराउने प्रक्रियालाई तीव्र बनाएको छ। सीआईएले वाशिङटनलाई दिएको जानकारी अनुसार बेजिङले केही हप्ताभित्रै इरानलाई पूर्ण विकसित हवाई रक्षा प्रणाली र काँधमा राखेर प्रहार गर्न सकिने म्यान पोर्टेबल मिसाइलहरू ठूलो परिमाणमा हस्तान्तरण गर्ने तयारी पूरा गरेको छ। यसले इरानको रक्षात्मक क्षमतालाई अझ बलियो बनाउनेछ। हुन त चीनको यो सहयोग अहिलेको युद्ध शुरू हुनुभन्दा अघि नै भएका पुराना रक्षा सम्झौताहरूको निरन्तरता भए पनि अहिलेको समयमा चीनबाट यस्तो सहयोग तीव्र गतिमा हुनुले यसलाई विश्वका सैन्य विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। सीआईएका अनुसार चीनले प्रदान गर्ने यी प्रविधिहरू विशेष गरी इजरायली मिसाइल र अमेरिकी ड्रोनहरूलाई आकाशमै ध्वस्त पार्न सक्षम छन्, जसले गर्दा युद्धको मैदानमा इरानको आत्मविश्वास झन बढेको छ। अमेरिकाले इरानलाई कमजोर र एक्लो भएको दावी गरिरहँदा चीनको यो बलियो साथले इरानलाई वार्ताको टेबलमा थप शक्तिशाली त बनाएको छ नै वार्ता निष्कर्षविहीन टुङ्गिनुमा यो पनि मुख्य कारण बन्न पुगेको छ, किनकि उसको पछाडि विश्वको अर्को महाशक्ति उभिएको अवस्थामा इरानले अब अमेरिकी दबावमा जुनसुकै शर्त मान्नुपर्ने बाध्यता छैन। चीनको यो प्रवेशले इस्लामाबाद वार्तालाई केवल दुई देश बीचको विवादमा मात्र सीमित राखेन, बरु यसलाई ग्रेट पावर राइभलरी अर्थात महाशक्तिहरू बीचको प्रतिस्पर्धाको एउटा कुरुक्षेत्रमा परिणत गरिदिएको छ। यति बेला अमेरिका र इजरायलका लागि इरानको यो बढ्दो सैन्य सामर्थ्य एउटा ठूलो टाउको दुखाइको विषय बन्न पुगेको छ। चीनले इरानलाई दिने यो सुरक्षा कवचले मध्यपूर्वको शक्ति सन्तुलनलाई स्थायी रूपमा बदल्न सक्छ। वार्ताको टेबुलमा बसिरहेका अमेरिकी प्रतिनिधिहरूका लागि अब इरानसँग मात्र होइन बरु पर्दा पछाडिबाट खेलिरहेको चीनको प्रभावसँग पनि लड्नुपर्ने चुनौती थपिएको छ। हर्मुजमा युद्धपोत र लेबनानमा बमबारी। इस्लामाबादमा जारी वार्ताको सबैभन्दा जटिल र सामरिक महत्वको केन्द्रमा हर्मुज जलडमरूको विवाद बन्न पुगेको छ, जसले वार्तालाई निष्कर्षविहीन बनाउन मुख्य भूमिका खेल्यो। शनिबार इस्लामाबादमा शान्तिको मस्यौदा तयार भइरहँदा यता अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलडमरूमा आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस शान्ति पिटरसन परिचालन गरेर वार्तालाई भाड्ने काम गरेको थियो। अमेरिकाले इरानद्वारा बिछ्याइएका समुद्री सुरुङहरू सफा गर्ने बहानामा आफ्ना जंगी जहाजहरू पठाएर इरानको सामरिक पकडलाई चुनौती दिने प्रयास गरेपछि वार्ताको टेबुलमा बसिरहेका इरानी प्रतिनिधिहरू सशंकित मात्र भएनन्, बरु वार्ता नै भंग हुने अवस्थामा पुग्यो। जब इरानले 30 मिनटभित्र जहाज नहटाए मिसाइल आक्रमण गर्ने कड़ा चेतावनी दियो, त्यसपछि अमेरिकाले हर्मुज जलडमरूमा रहेका आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस फ्रान्की पिटरसनलाई त्यहाँबाट पछि हटाएको थियो। यता इजरायलको भूमिकाले वार्तालाई झन निष्कर्षविहीन र जटिल बनाउन आगोमा घिउ थप्ने काम गर्यो। जब इस्लामाबादमा सिज फायरका लागि गहन छलफल भइरहेको थियो, ठिक त्यही समयमा इजरायलले लेबनानमा भीषण हवाई आक्रमण जारी राख्यो, जसमा कैयौं निर्दोष नागरिकहरूको ज्यान गयो। इरानी टोलीले वार्ताको क्रममा इजरायली आक्रमण रोक्न बारम्बार माग गरे तापनि अमेरिकी प्रशासनले इजरायललाई नियन्त्रण गर्नुको सट्टा मौन समर्थन दिएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त सार्वजनिक रूपमै इरान विरूद्धको अभियान अझै नसकिएको भन्दै इरानको आणविक भण्डार र युरेनियम नष्ट गर्न जुनसुकै कदम चाल्ने धम्की दिए, जसले वार्तालाई निकै प्रभावित बनायो। यसरी अमेरिकाको सैन्य दबाव र इजरायलको निरन्तरको आक्रमण र इरानलाई चीनको रक्षा सहयोगले इस्लामाबाद वार्ता एउटा कूटनीतिक षड्यन्त्रमा परिणत हुन पुगेको छ। इरानले आफ्नो अस्तित्व र सुरक्षा कवच मानिने हिजबुल्लाह र हर्मुज जलमार्गमा कुनै पनि शर्तमा सम्झौता नगर्ने अडान लिएपछि अमेरिका बिना कुनै नतिजा फर्कन बाध्य भयो। इजरायलले लेबनानलाई युद्धको मैदान बनाइरहँदा र अमेरिकाले युद्धमा युद्धपोत परिचालन गरिरहँदा इरानले पनि आफू सैन्य रूपमा पछि नहट्ने स्पष्ट संकेत दिएको छ। अहिलेसम्मको अवस्था हेर्दा वार्ता केवल समय काट्ने र अर्को ठूलो युद्धको तयारी गर्ने एउटा बहाना मात्र साबित भएको छ, जसले गर्दा मध्यपूर्वको भविष्य अब कूटनीतिको टेबलबाट उम्किएर फेरि एकपटक युद्धको मैदानमा पुग्ने संकेत गरिरहेको छ। नयाँ शीत युद्ध बन्दै मध्यपूर्व। इस्लामाबाद वार्ताको विफल

हत्या र पछिल्लो सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले नयाँ शीतयुद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छ भने अर्कोतिर चीन, रूस र इरान बीचको एउटा अनौपचारिक तर शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र सैन्य प्रविधि उपलब्ध गराउनले यो लडाई अब केवल दुई देश बीचको विवाद मात्र नरहेको प्रश्न हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेडलाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र सामर्थ्य प्रदान गरेको छ, जसका कारण 21 घण्टाको सघन वार्ता पनि बिना कुनै निष्कर्ष टुङ्गिन पुग्यो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण देखिएको छ। युक्रेन युद्धमा व्यस्त भए तापनि रूसले इरानलाई आवश्यक खुफिया जानकारी र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ, जसले अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई निस्तेज पार्न इरानलाई मद्दत पुगेको छ। चीनको आर्थिक र प्राविधिक शक्ति, रूसको सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कड़ा पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब पश्चिमा शक्तिहरूको नियन्त्रणबाट फुत्किँदै गएको महसुस गर्न थालिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको धम्कीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरालाई थप प्रष्ट हुन्छ। सीधा भन्नुपर्दा इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ शक्ति समीकरणको ठूलो हात छ। अबको विश्व राजनीति कूटनीतिको माध्यमबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। इस्लामाबाद वार्ता कुनै ठोस निष्कर्ष बिना टुङ्गिएपछि अबको भविष्य कुन दिशामा मोडिएला भन्ने प्रश्नले विश्व राजनीतिमा गम्भीर संशय पैदा गरेको छ। वार्ताको विफलतासँगै इजरायलले लेबनान र इरानमाथि आक्रमण तीव्र पार्ने स्पष्ट संकेत दिइसकेको छ, जसले गर्दा यो युद्धविराम कुनै पनि बेला भंग हुन सक्छ। अर्कोतर्फ हर्मुज जलमार्गको नियन्त्रण र त्यहाँ बिछ्याइएका बारूदी सुरुङ हटाउने विषयले अमेरिका र इरान बीच सीधा सैन्य टकराव निम्त्याउने जोखिम बढाएको छ। चीनबाट प्राप्त गरेको अत्याधुनिक रक्षा प्रणाली र नयाँ मिसाइलहरूको बलमा अब इरानले अमेरिकाको रेडलाइनलाई चुनौती दिने सम्भावना बलियो छ। त्यसैले अब प्रश्न यो होइन कि वार्ता किन असफल भयो, बरु मुख्य प्रश्न त यो हो कि के महाशक्ति राष्ट्रहरू साँच्चै शान्ति चाहन्छन् वा हर्मुजको यो निलो पानीमा उनीहरू फेरि एकपटक विश्व अर्थतन्त्रलाई डुबाएर आफ्नै साम्राज्य खडा गर्ने दाउमा छन्। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृंखला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृंखला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौ। तबसम्मको लागि संवेदनशील मानिने हर्मुज जलसन्धि यति बेला एउटा यस्तो टाइम बम बनेको छ, जसले कुनै पनि क्षण विश्व अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ। इरानले यो अन्तर्राष्ट्रिय जलमार्गलाई आफ्नो निजी सम्पत्ति र सार्वभौम क्षेत्र घोषणा गर्दै जहाजहरूबाट टोल ट्याक्स असुली गर्न थालेपछि मध्य पूर्वको तनावले नयाँ र खतरनाक मोड लिएको छ। इरानको यो कदम केवल राजस्व उठाउने प्रयास मात्र होइन, बरु यो परमाणु बम भन्दा पनि शक्तिशाली एउटा यस्तो भू राजनीतिक ब्रह्मास्त्र हो जसको एउटै निर्णयले विश्वभर ऊर्जाको हाहाकार मचाउन सक्छ। तर अमेरिकाले इरानको यही ब्रह्मास्त्र तोड्ने प्रयास स्वरूप यति बेला आफ्ना भिन्काय युद्ध पोतहरू र विमान

जहाजहरू पर्सियन गल्फमा तैनात गरिरहेको छ, जहाँ कुनै पनि बेला भयानक युद्धको शङ्खघोष हुन सक्छ। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी चीन र रूसको आडमा इरानले अमेरिकालाई दिएको खुल्ला चुनौती र हर्मुज जलमार्गको नियन्त्रणका लागि शुरू भएको नयाँ खेप युद्धको खतरनाक मोडका बारेमा विशेष चर्चा गर्नेछौ। रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलसन्धिमा इरानले यति बेला आफ्नो नियन्त्रणलाई नयाँ र आक्रामक ढंगले परिभाषित गर्न खोजिरहेको छ। इरानको दावी छ कि यो जलक्षेत्र कुनै अन्तर्राष्ट्रिय खुल्ला समुद्र होइन, बरु यो इरान र ओमानको पूर्ण सार्वभौम सत्ता अन्तर्गत पर्ने जलक्षेत्र हो। यसै तर्कलाई आधार बनाएर इरानले अहिले हर्मुज भएर आवत जावत गर्ने व्यापारिक जहाजहरूबाट टोल अर्थात पारवहन शुल्क असुली गर्न थालेको छ। विश्वको झण्डै एक तिहाई तेल ढुवानी हुने यो साँगुरो मार्गमा शुल्क लगाउनु भनेको इरानले विश्व अर्थतन्त्रको नाडीमा आफ्नो बलियो पकड जमाउनु हो। जसरी कुनै देशले आफ्नो राष्ट्रिय राजमार्गमा टोल असुली गरेर राजस्व बढाउँछ, इरानले पनि त्यसै गरी हर्मुजलाई आफ्नो आर्थिक मेरुदण्ड र कूटनीतिक बार्गेनिङ चिपको रूपमा प्रयोग गरिरहेको छ। इरानले हर्मुजमा आफ्नो पकड बलियो बनाउन ओमानतर्फको पुरानो मार्गमा समुद्री माइनहरू बिछ्याएसँगै त्यो मार्ग असुरक्षित भएकोले यति बेला सबै जहाजहरू इरानी सीमाको अझ नजिक रहेको नयाँ मार्गबाट हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ। यो नयाँ मार्ग अहिले पूर्ण रूपमा इरानी रेभोल्युसनरी गार्ड्सको प्रत्यक्ष निगरानीमा रहेको छ, जहाँबाट पार हुन अब हरेक जहाजले इरानको स्वीकृति लिनुपर्नेछ। यदि इरानले यो मार्ग बन्द गरिदियो वा नियन्त्रण अझ कडा बनायो भने विश्व अर्थतन्त्रमा ठूलो सुनामी आउन सक्छ। अहिले अमेरिका र इजरायल इरानले उठाएको यही टोल ट्याक्स टुलुटुलु हेरेर बस्न बाध्य भएका छन्। इरानलाई राम्रोसँग थाहा छ यो उसको यसो ब्रह्मास्त्र हो जुन परमाणु बम भन्दा पनि शक्तिशाली छ। यसैको बलमा इरान अहिले आफ्नो शर्तमा अडिग रहन सकेको हो। यदि इरानसँग हर्मुज जलडमरू हुँदैनथ्यो भने अमेरिका र इजरायलले इरानलाई धेरै अघि नै घुँडा टेकाइसकेका हुन्थे। ट्रम्पको नयाँ रणनीति। डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी विदेश नीतिमा एउटा अत्यन्तै कठोर र आक्रामक रणनीतिको उदय भएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले भेनेजुएला स्टाइल ब्लकेटको संज्ञा दिएका छन्। ट्रम्प प्रशासनले अब इरानलाई सैन्य रूपमा मात्र होइन बरु आर्थिक रूपमा पूर्णत घाँटी निमोठेर आत्मसमर्पण गराउने योजना बनाएको छ। विगतमा अमेरिकाले भेनेजुएलाको तेल निर्यातलाई ठप्प पारेर त्यहाँको अर्थतन्त्रलाई धराशायी बनाए झैं अब इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग आइल्याण्डलाई निशाना बनाउने तयारी गरिरहेको छ। ट्रम्पले स्पष्ट संकेत दिएका छन् कि यदि इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्न खोज्छ भने अमेरिकाले आफ्ना शक्तिशाली युद्धपोतहरू प्रयोग गरेर इरानको तेल आपूर्ति र व्यापारलाई संसारबाट पूर्ण रूपमा विच्छेद गरिदिनेछ। यस रणनीतिको मूल उद्देश्य इरानले कर उठाएर वा तेल बेचेर कमाउने राजस्वलाई शून्यमा झार्नु हो, जसले गर्दा तेहरान आर्थिक रूपमा टाट पल्टिएर अमेरिकी शर्तहरू मान्न बाध्य होस्। यस रणनीतिलाई कार्यान्वयन गर्न अमेरिकाले समुद्रमा आफ्नो शक्ति प्रदर्शनलाई उत्कर्षमा पुर्याएको छ। हालैको सैन्य मुभमेन्ट अनुसार अमेरिकाले हाइफा क्षेत्रबाट आफ्नो शक्तिशाली एयरक्राफ्ट करियर यूएसएस जेराल आर फोर्डलाई पर्सियन गल्फतर्फ मोडेको छ। त्यसै गरी यूएसएस अब्राहम लिंकनको सो क्षेत्रमा पहिलेदेखि नै तैनात छ भने जर्ज डब्ल्यू बुश र यूएसएस बक्सर जस्ता भीमकाय युद्धपोतहरू पनि सोही दिशातर्फ अघि बढ़िरहेका छन्। यो व्यापक सैन्य तैनाथीको अर्थ के हो भने अब अमेरिकाले इरानको तटवर्ती क्षेत्रमा एउटा अवैध पर्खाल खड़ा गर्नेछ। यदि इरानले हर्मुज जलमार्ग बन्द गरेर विश्वलाई धम्क्याउन खोज्यो भने अमेरिकाले प्रत्युत्तरमा इरानबाट निस्कने एउटा पनि तेल ट्याङ्करलाई चीन वा भारतसम्म पुग्न नदिने गरी इकोनोमिक ब्लकेट लगाउनेछ। यसले इरानको मुख्य आर्थिक मेरुदण्डलाई नै भाँचिदिने र उसलाई अन्तर्राष्ट्रिय व्यापारबाट पूर्णत अलग्याउने देखिन्छ। ट्रम्पको यो रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक र दण्डित गर्ने प्रकृतिको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत स्पष्ट पारेका छन् कि इरानले आफूलाई कर उठाउने मालिक ठाने पनि वास्तवमा ऊ अमेरिकी घेराबन्दीमा परिसकेको छ। अमेरिकाले अब इरानको तेल खरिद गर्ने राष्ट्रहरूलाई समेत कड़ा चेतावनी दिने र ती राष्ट्रहरूसम्म पुग्ने आपूर्ति मार्गलाई नै सैन्य नियन्त्रणमा लिने तयारी गर्दैछ।

यो भेनेजुएला मोडलको सफलताका लागि अमेरिकाले आफ्नो नौसैनिक श्रेष्ठतालाई पूर्ण रूपमा उपयोग गर्नेछ। यदि खर्ग आइल्याण्डबाट हुने तेल निकासी बन्द भयो भने इरानको वार्षिक अर्बौं डलरको आमदानी गुम्नेछ, जसले गर्दा इरानभित्रै जनविद्रोह वा सैन्य मनोबल कमजोर हुने ट्रम्पको आंकलन छ। त्यसैले ट्रम्पको यो भेनेजुएला स्टाइल नाकाबन्दीले मध्यपूर्वको द्वन्द्वलाई एउटा नयाँ र खतरनाक मोडमा पुर्याउन सक्छ। आजसम्म इरानले हर्मुज जलमार्गलाई अमेरिका विरूद्ध हतियारको रूपमा प्रयोग गर्दै आएको थियो, तर अब अमेरिकाले सोही हतियार इरान विरूद्ध नै प्रयोग गर्ने योजना बनाएको छ। यदि अमेरिकाको यो रणनीति सफल भएमा इरानले आफ्नो अस्तित्व रक्षाका लागि कि त एउटा ठूलो युद्ध लड्नुपर्नेछ, कि त अमेरिकाका सबै अपमानजनक शर्तहरू स्वीकार गर्नुपर्नेछ। वार्ता विफल भएपछि ट्रम्पले अघि सारेको यो इकोनोमिक वारफेयरले विश्व तेल बजारमा पनि ठूलो हलचल ल्याउने निश्चित छ। अबको केही हप्तामा अमेरिकाले खर्ग आइल्याण्ड र हर्मुजको पानीमा कसरी आफ्नो फलामे पर्खाल खड़ा गर्छ, त्यसैले मध्यपूर्वको भावी नक्सा तय गर्नेछ। इरानको प्रतिकार र चेतावनी। इस्लामाबाद वार्ताको विफलता र अमेरिकाले अघि सारेको नौसैनिक नाकाबन्दीको धम्कीपछि इरानले देखाएको प्रतिकार र उसको शक्तिशाली सैन्य दस्ता इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सको चेतावनीले मध्यपूर्वको तनावलाई उत्कर्षमा पुर्याएको छ। इरानले स्पष्ट पारेको छ कि उनीहरू अमेरिकी दबाव र धम्कीका अगाडि झुक्ने छैनन्। आईआरजीसीका कमाण्डरहरूले खुल्ला रूपमा चेतावनी दिएका छन् कि यदि अमेरिकाले हर्मुज जलमार्ग वा खर्ग आइल्याण्डमा कुनै पनि प्रकारको नौसैनिक अवरोध खड़ा गर्ने प्रयास गरेमा त्यसको नतिजा अकल्पनीय हुनेछ। इरानको यो आत्मविश्वासी प्रतिकारको मुख्य आधार उसको अत्याधुनिक मिसाइल प्रविधि, ड्रोन स्वार्म र समुद्रमा बिछ्याइएका स्मार्ट माइन्सहरू हुन्। आईआरजीसीले अमेरिकी युद्धपोतहरूलाई लक्षित गर्दै 30 मिनटको अल्टिमेटम समेत जारी गरिसकेको छ, जसले के संकेत गर्छ भने इरान अब सीधा सैन्य टकरावका लागि मानसिक र भौतिक रूपमा तयार भइसकेको छ। इरानको प्रतिकार रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक पनि छ। इरानले हर्मुज जलमार्गमा आफ्नो सार्वभौम अधिकार दावी गर्दै त्यहाँबाट पार हुने प्रत्येक जहाजको गतिविधिमा कड़ा निगरानी राखेको छ। आईआरजीसीले स्पष्ट सन्देश दिएको छ, यदि इरानले आफ्नो तेल बेच्न पाउँदैन भने यो बाटो भएर कुनै पनि जहाजले सुरक्षित रूपमा निस्कन पाउने छैनन्। इरानले आफ्ना तटवर्ती क्षेत्रहरूमा कास्ट आइरन जस्ता शक्तिशाली एन्टिसिट मिसाइलहरू र चीनबाट प्राप्त अत्याधुनिक रक्षा प्रणालीहरू तैनात गरेको छ, जसले अमेरिकी विमानवाहक जहाजलाई समेत ठूलो क्षति पुर्याउन सक्ने क्षमता राख्दछ। इरानले वार्ताको टेबुलमा देखाएको अडान र रणमैदानमा गरेको यो सैन्य तयारीले ट्रम्प प्रशासनलाई समेत सोच्न बाध्य बनाएको छ। यसका साथै इरानले आफ्नो प्रोक्सी शक्तिहरू जस्तै हिजबुल्लाह र हुथी विद्रोहीहरूलाई समेत उच्च सतर्कतामा राखेको छ। यदि अमेरिकाले इरानमाथि प्रत्यक्ष नौसैनिक नाकाबन्दी लगायो भने इरानले क्षेत्रीय स्तरमा बहुआयामिक युद्ध लड्ने रणनीति बनाएको छ। आईआरजीसीका अनुसार अमेरिकाले हर्मुजमा बिछ्याइएका माइन्सहरू हटाउन खोज्नु भनेको इरानको सार्वभौमिकतामाथि सीधा आक्रमण हो। इरानी नौसेनाले अमेरिकी युद्धपोतहरूलाई घेराबन्दी गरेर आफ्नो सैन्य श्रेष्ठता प्रदर्शन गरिरहेको छ, जसले गर्दा अमेरिकी सेन्ट्रल कमाण्डलाई समेत आफ्नो अपरेशन अघि बढाउन कठिन भइरहेको छ। इरानको यो कड़ा प्रतिकारले इस्लामाबाद वार्ता केवल एउटा कूटनीतिक नाटक मात्र थियो भन्ने प्रमाणित भएको छ र वास्तविक फैसला समुद्रको पानीमै हुने निश्चित देखिएको छ। नयाँ शीत युद्धको शुरूआत। इस्लामाबाद वार्ताको विफलता र त्यसपछिको सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले नयाँ शीत युद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्नुपर्ने अडानमा छ भने अर्कोतिर चीन, रूस र इरान बीचको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बुनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र घातक सैन्य प्रविधि उपलब्ध गराउनुले यो लडाई अब केवल दुई देशबीचको क्षेत्रीय विवाद मात्र नरहेको प्रष्ट हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेड लाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र शक्ति प्रदान गरे

0: छ, जसका कारण 21 घण्टाको सघन वार्तामा इरानलाई आफ्ना शर्तहरूमा अडिग रहने सामर्थ्य मिलेको हो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण र निर्णायक देखिएको छ। युक्रेन युद्धको मोर्चामा व्यस्त भए तापनि मस्कोले तेहरानलाई आवश्यक खुफिया जानकारी, उपग्रह तथ्याङ्क र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ। यसले गर्दा अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई पहिल्यै पहिचान गरी निश्चेज पार्न इरानलाई ठूलो मद्दत पुगेको छ। चीनको विशाल आर्थिक र प्राविधिक शक्ति, रूसको गहिरो सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अवसरले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कड़ा सैन्य पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब अमेरिकाको नियन्त्रणबाट खुस्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको कड़ा चेतावनीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरा प्रष्ट हुन्छ। यति बेला इरानमा चीन र रूसको यो सक्रिय प्रवेशले मध्यपूर्वलाई महाशक्तिहरू बीचको ग्रेट पावर राइभलरीको कुरूक्षेत्रमा परिणत गरिदिएको छ। ट्रम्प प्रशासनले इरानमाथि भेनेजुएला स्टाइलको आर्थिक नाकाबन्दी लगाउने प्रयास गरे पनि चीनले त्यसलाई आफ्नो विशाल व्यापारिक सञ्जाल मार्फत विफल तुल्याइदिने सम्भावना उत्तिकै प्रबल छ। अबको विश्व राजनीति कूटनीतिको मधुर संवादबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने संकेत देखिएको छ। यदि यो ध्रुवीकरण अझै कचिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। त्यसैले इस्लामाबाद वार्ता भानिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ वैश्विक शक्ति समीकरणसँगै इजरायली प्रधानमन्त्री नेतान्याहुको सत्ता बचाउने रणनीति र अमेरिकाको सैन्य दबाव मुख्य कारण हुन् जसले अब शान्तिवार्ता भन्दा बढी क्षेत्रीय महायुद्ध र विनाशको संकेत गरिरहेको छ। हर्मुज जलसन्धिको यो तनावले विश्वलाई एउटा यस्तो गम्भीर मोडमा पुर्याएको छ जहाँ कूटनीति अब मिसाइलको गर्जन र आर्थिक नाकाबन्दीको छायामा दबिएको छ। इरानले हर्मुजलाई आफ्नो ब्रह्मास्त्र बनाएर विश्व अर्थतन्त्रको नाडी छामिरहेको छ भने ट्रम्प प्रशासनले भेनेजुएला स्टाइलको घेराबन्दी मार्फत इरानको आर्थिक मेरुदण्ड नै भाँचिदिने रणनीति अघि सारेको छ। अमेरिकाका भीमकाय युद्धपोतहरू र इरानका अत्याधुनिक ड्रोन स्वाम बीचको यो टकरावले मध्यपूर्वलाई एउटा यस्तो विस्फोटक अवस्थामा पुर्याएको छ जहाँ सानो गल्तीले पनि विश्वव्यापी महायुद्धको ढोका खुल्न सक्छ। यो द्वन्द्व अब केवल दुई देश बीचको शक्ति प्रदर्शन मात्र रहेन, बरु यसले चीन, रूस र इरानको नयाँ युरेसियन ब्लक विरूद्ध अमेरिकी वर्चस्वको नयाँ शीतयुद्धलाई सतहमा ल्याएको छ। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थप्नुहोस् ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।
1: सिधा कुरा जनतासँग चलाउँदै गर्दा केही वर्ष अगाडि रवि लामिछानेले भनेको यो कुरा सुन्नुहोस्।
2: अब यो क्यानाडाको मन्त्रीमण्डललाई देखाउन चाहन्छु। यो क्यानाडाको मन्त्रीमण्डल यहाँ आयो, रक्षा मन्त्रीलाई यातायात मन्त्री बनाएर काम हुँदैन। यी मन्त्रीहरूको ज्ञान र क्षमता नै यिनले जिम्मेवारी पाएको मन्त्रालयसँग सम्बन्धित छ। हामी कहाँ योगेश भट्टराईलाई पर्यटन मन्त्रीबाट हट्नु पर्यो, हट्नुहुन्छ कि मन्त्री पदबाट हट्नुहुन्छ कि बरु महिला तथा बालबालिका मन्त्रालय छान्नुहुन्छ भन्यो भने धरो धर्म के फरक पर्छ र? जिम्मेवारी पुरा गर्ने त हो नि, महिला तथा बालबालिका मन्त्रालय भए पनि जानु पर्ला भन्छन्।
1: वेल, अब यो परिपाटी केही हदसम्म चेन्ज हुने भएको छ र हाम्रै देशको मन्त्रीमण्डल पनि एज र क्वालिफिकेसनको हिसाबले एउटा उदाहरणीय मन्त्रीमण्डल बनेको छ। मन्त्रालय सम्हालिरहेका अधिकांश मन्त्रीहरू आफ्नो क्षेत्रमा विषय विज्ञ छन्। आधा भन्दा बढी मन्त्रीहरू 40 वर्ष मुनिका छन् र आइरोनी त सोडी मुवागले नै यो मन्त्रीमण्डलका सबैभन्दा पाका मन्त्री हुन्। अब मन्त्रीहरूको शपथ खाएसँगै यो सरकारले तत्कालै के गर्ने भनेर शासकीय सुधार सम्बन्धी 100 कार्यसूची पारित गरिसकेको छ। आजको भिडियोमा हामी

यही मन्त्रीमण्डलको मन्त्रीहरूको परिचय सहित त्यो मन्त्रालयले के गर्छ र यो 100 कार्यसूचीमा उनीहरूको मन्त्रालय अन्तर्गत उनीहरूले गर्नै पर्ने काम के परेका छन् त यिनै विषयमा चर्चा गर्नेछौ। अब नयाँ वर्ष आउँदैछ र अल्टिमाले पनि नयाँ वर्ष 2083 को लागि भनेर न्यू इयर ग्रान्ट सेल सुरु गरेको छ। यही अप्रिलको 3 बेलुका 8 बजेबाट अनलाइनमा र अप्रिलको 4 बिहान 9:30 बजेबाट आआफ्ना आउटलेट्सहरूमा अल्टिमाले सुरु गरेको ग्रान्ट सेल क्याम्पेनमा अब तपाईँहरूले हरेक आइटम्समा अप टु 70% अफ पाउनुहुनेछ, जस अन्तर्गत फर्स्ट 100 युजरलाई भनेर अल्टिमा 10K मिनी पावर ब्याङ्क, अल्टिमा बुस्ट 20K प्रो र अल्टिमा फ्युजन 360 ₹2083 पाउन सक्नुहुन्छ। अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो ग्रान्ड सेल क्याम्पियनको प्राइसमा अझै थप 25 डिस्काउन्ट सहित तपाईँहरूले एमआरपी ₹3599 पर्ने बुम 211 इयरबड्स न्यू इयर क्याम्पियन प्राइस ₹1599 भन्दा पनि कम मात्र 1349 पाउनुहुन्छ। यो अफर फर्स्ट 100 युजरको लागि हो। यो सँगसँगै न्यू इयर प्राइस पोइन्ट डिल अन्तर्गत अल्टिमा X1 प्रो इयरबड्स 1444, अल्टिमा मार्बल स्पिकर 2444, अल्टिमा वाच सर्कल 3444 र अल्टिमा बुस्ट 20K अल्ट्रा म्याक्स जुन पावर ब्याङ्कबाट चाहिँ ल्यापटप पनि चार्ज गर्न मिल्छ त्यसलाई 4444 पाउनुहुनेछ। यो न्यू इयर ग्रान्ड सेल क्याम्पेनको अफरहरू अल्टिमाको अफिसियल वेबसाइट, दराज, जीबी, खल्ती, पठाउ बजार र अल्टिमाको आउटलेटहरूमा 10 अप्रिलको मिडनाइटसम्म उपलब्ध छ। पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। सस्मित पोखरेल मात्र 29 वर्षको उमेरमा शिक्षा तथा खेलकुद मन्त्री र सरकारको अफिसियल प्रवक्ता यानि कि स्पोक्स पर्सन, बालेश्वरको क्याबिनेटको सबैभन्दा कान्छा सदस्य हुन् सस्मित पोखरेल। अब यति सानो उमेरमै उनलाई यस्तो भारी जिम्मेवारी किन दिइयो त? सायद काठमाडौँ महानगरपालिकामा बालेन्ससँगै काम गर्दा उनले देखाएको रिजल्ट ओरिएन्टेड काम नै यो नियुक्तिको मुख्य कारण हुन सक्छ। उनले काठमाडौँ महानगरपालिकामा एसिस्टेन्ट एक्सपर्ट अफ अर्बन प्लानिङ कमिसनमा एडभाइजर हुँदा मेयर बालेन्ससँगै मिलेर सरकारी स्कुलको मुहारै फेर्ने गरी धेरै सफल योजनाहरू ल्याए। उनकै अगुवाईमा विद्यालयमा स्मार्ट बोर्डदेखि मिड डे मिल सम्मको थालनी भयो। त्यस्तै बुक फ्री फ्राइडेको अवधारणा ल्याइयो, जस अनुरूप हप्ताको एक दिन किताबी ज्ञान बिना नै विद्यार्थीको सिप, कला र क्रिएटिभिटीलाई नयाँ उचाइ दिने खाले गतिविधिहरूमा इन्भल्भ गराइयो। अनि उनले क्रिएटिभ स्कुल प्रोग्राम अन्तर्गत क्लास 4-12 विद्यार्थीलाई लक्षित गरी स्पोर्ट्स ट्रेनिङ दिने एउटा विशेष इनिसिएटिभ पनि सुरु गरे र मोस्ट इम्पोर्टेन्टली शिक्षा मन्त्रालयले नै कार्यान्वयन गर्न नसकेको प्राइभेट स्कुलमा गरिब तथा जेएनदार विद्यार्थीलाई दिनुपर्ने 10% छात्र वृद्धिको पनि कार्यान्वयन भयो, जस अनुरूप हरेक वर्ष काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा अब वार्षिक देशैभरबाट 20,000 विद्यार्थीले स्कलरसिप पाउँदैछन्। स्थानीय तहमा उनले गरेको सुधारहरूले नै आज उनलाई शिक्षा र खेलकुद क्षेत्रमा एउटा नयाँ आशाको केन्द्र बनाएको छ। सस्मितको यो प्र्याक्टिकल एक्सपिरियन्स र चुनावी अनलाइन क्याम्पेनले गर्दा नै उनलाई इलेक्सनमा जायन्ट किलरको रूपमा उदय गरायो। उनी आफै हुर्केका क्षेत्र नम्बर 5 उनले 30,737 मत ल्याएर जित हासिल गरे, जबकि उनको बलियो प्रतिस्पर्धी मानिएको नेपाली कंग्रेसका जेनरल सेक्रेटरी र पूर्व मन्त्री समेत रहेका प्रदीप पौडेलले मात्र 9,159 मत ल्याए। तर यो जित अचानक भने आएको होइन। 18 वर्षको उमेरमै उज्जवल थापाको विवेकशील क्याम्पेनबाट सुरु भएको उनको यात्रा आज देशको प्रवक्तासम्म पुगेको छ। काठमाडौँ युनिभर्सिटीबाट लमा ब्याचलर्स गरेका सस्मित अहिले त्रिभुवन विश्वविद्यालयबाट गुड गभर्नेन्स, एन्टी करप्सन एन्ड पब्लिक पोलिसीमा मास्टर्स गर्दैछन्। इन्ट्रेस्टिङ कुरा त सरकारको शिक्षा मन्त्री बनेकाले अब टियुको प्रो चान्सलर पनि उनी नै हुन्। अब सस्मित शिक्षा मन्त्री भएको दोस्रो दिन नै एसईई पछि हुने ब्रिज कोर्सहरूलाई ब्यान्ड गरेर आफ्नो काम सुरु गरिसकेका छन्। त्यसो त सरकारको पहिलो मन्त्री परिषद बैठकले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा शिक्षा क्षेत्रका सुधारका निम्ति पनि केही महत्वपूर्ण बुदाहरू छन्। जस्तै बुदा नम्बर 89 शिक्षा क्षेत्रमा एउटा क्रान्तिकारी परिवर्तनको घोषणा गरिएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा 5 विद्यार्थीलाई आन्तरिक परीक्षा नलिकन उनीहरूको क्लासरुम एक्टिभिटिजको आधारमा मूल्याङ्कन गर्ने भनिएको छ। परीक्षाले उनीहरूलाई मनोवैज्ञानिक असर वा दबाव दिने भएकाले उनीहरूको परीक्षा नलिने भनिएको हो। यो एकदमै राम्रो निर्णय भए पनि यसको फिजिबिलिटीको दृष्टिकोणले हेर्दा टिचरहरूलाई रेगुलर मूल्याङ्कन गर्ने तरिकामा प्रोपर ट्रेनिङ नदिकन यो कदम चाले शिक्षाको गुणस्तर घट्ने खतरा पनि उत्तिकै छ। यसै बुदा नम्बर 86 स्कुल र युनिभर्सिटीमा राजनीतिक हस्तक्षेप रोक्न 2 दलीय विद्यार्थी संगठन हटाई 3 स्टुडेन्ट काउन्सिल स्थापना गर्ने नीति पनि स्वीकृत भएको छ। यो अर्को एकदमै राइट डिसिजन र गर्नै पर्ने कार्य भए पनि वर्षौंदेखि जरा गाडेका
राजनीतिक संगठनलाई हटाउन मन्त्री सस्मितलाई एउटा ठूलो प्रशासनिक र राजनीतिक चुनौती पनि हुन्छ। तर यस्तै चुनौतीका बीच पनि आफूलाई महानगरमा पनि प्रमाणित गरिसकेका सस्मितका निम्ति यी काम चुनौती मात्र नभएर इतिहास लेख्ने अवसर पनि बन्न सक्छ। सीतावादी बालेन्द्र शाहको 15 सदस्यीय मन्त्रीमण्डलमा यो पटक 5 जना महिलाहरूको दरिलो उपस्थिति

0: देखिएको छ। नेपालको इतिहासमा 33% महिला प्रतिनिधित्व सहितको मन्त्रीमण्डल गठन भएको यो नै पहिलो पटक हो। पुरानो परिपाटीलाई तोडेर महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिड गर्ने जिम्मेवारी यो पटक सीतावादीले पाएकी छिन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गर्दा उनी अलिक भावुक पनि देखिन्। आफूले कहिले मन्त्री बन्छु भनेर नसोचेको र आफ्नो विगत सम्झेर भावुक भएको उनी बताउँछिन्।
1: मैले त अहिलेसम्म पनि यस्तो सोचेकै कसरी आज यो पदमा चाहिँ हुन्छु भनेर चाहिँ मैले अहिलेसम्म सोच्दै नसोचेको कुरा हो। यसरी पार्टीले हुन्छ नि हाम्रो हामी जनताहरूले यो अवसर दिनुभएको छ, त्यसको लागि चाहिँ त्यो सम्झेर हुन्छ मेरो आफ्नो विगत र आफ्नो पास्ट हुन्छ नि त्यो आफ्नो फ्यामिली सम्झेर चाहिँ मलाई अलिक इमोसनल भने जस्तो लाग्छ।
0: खासमा उनी बिलङ गर्ने समुदाय सीमान्तकृत र पछाडि परेको दलित समुदाय हो। वादीहरू 14 शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्बा, जाँतरकोट र दैलेखमा बसोबास गर्न आइपुगेको बताइन्छ। त्यति बेला उनीहरूको मुख्य पेसा चाडपर्व, विवाह, व्रतबन्ध, भोज भतेर आदि अवसरमा राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु थियो। त्यस बापत बक्सिसमा प्राप्त हुने जग्गा जमिन, घर अनि नगद जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो। राणा शासनको अन्त्यपछि भएको रेडियो, टेप रेकर्डर, सिनेमा आदिको लहरले उनीहरूको त्यो परम्परागत पेसा खोसिन थाल्यो। त्यस्तो अवस्थामा गाउँका सामन्त धनाढ्यहरूलाई वादी महिलाको अस्मितामा खेल्न सजिलो भयो र अन्तत उनीहरू मध्ये केहीले त जीविकाको लागि यौन पेसा अँगाल्न पनि बाध्य भए। वादी बस्तीमा हरेक इन्टेन्सर भएका मानिसहरू पुगेर महिलाहरूमाथि दुर्व्यवहार गर्ने भएकाले महिलाहरू असुरक्षित महसुस गर्थे। तर सीतावादीलाई भने वादी समुदायसँग मात्र जोडेर उनको परिचय निकाल्न मिल्दैन। 30 वर्षीय सीताले पोलिटिकल साइन्समा मास्टर्स गरेकी छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन स्किल बेस्ड ट्रेनिङ जस्ता धेरै ग्रास रुट कार्यक्रमहरूमा काम गरेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित महिला समुदायको समानुपातिक सांसद भनेकी सीता वादी समुदायबाट देशको मन्त्री भन्ने पहिलो व्यक्ति हुन्। अब उनले सम्हालिरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भूमिका नेपालको सोसल कन्स्ट्रक्टमा निकै महत्वपूर्ण छ। देशको जनसंख्याको 51% महिला, 33.8% बाल बालिका, 10.21% ज्येष्ठ नागरिक र 2.2% अपाङ्ग भएका व्यक्तिहरूको हिस्सा यो मन्त्रालयले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो मन्त्री पद केवल एउटा कुर्सी मात्र होइन, यो त समाजको सबैभन्दा पिछडि भएको वर्गको भरोसा हो। अब मन्त्री भएको दिन जब पत्रकारहरूले उनलाई तपाईँको योजनाहरू के छ भनेर सोधे, तब उनले मन्त्री हुने भन्ने त मैले आज बिहान बल्ल थाहा पाएको, योजनाहरू अब टिमसँग सल्लाह गरेर हामी बन्छौँ नि भनिन्।
1: आज भर्खर मात्रै थाहा भएको छ, अब यो काम पनि अब यस्तो यो पद पनि हुन्छ भन्ने पनि थाहा थिएन, मात्रै हुन्छ भन्ने पनि थाहा थिएन। त्यही भएर अब अहिले नै म यो भनेर भन्नुभन्दा पनि अब बिस्तारै हामी टिम मार्फत भएर चाहिँ अब कसरी हुन्छ हामी सबै मिलेर चाहिँ गर्ने।
0: मै सबै जान्दछु भन्ने अहंकारीहरूको भिडमा टिमसँग डिस्कस गरेर भन्छु भन्नाले मन्त्रीहरूप्रति सम्मान घट्ने भन्दा पनि अझै बढ्दै जान्छ। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको 5 नम्बर बुदामा समाजको सोसल कन्स्ट्रक्टका कारण विभेद र अवसरबाट वञ्चित भएका दलित तथा अल्पसंख्यकहरूलाई राज्यको तर्फबाट औपचारिक रूपमा क्षमा याचना माग्दै, यानि कि सरकारले नै अफिसियली सरी भन्दै सुधार उन्मुख कार्यक्रम घोषणा गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 97 महिलाहरूको सुरक्षित आवत जावतका निम्ति निशुल्क ब्लू बस सेवा 7 प्रदेशमा शुरू गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 98 सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षा र लैङ्गिक हिंसा रोक्नका लागि सबै सवारी साधनमा सीसीटीभी र ड्यास क्याम जडान गर्ने तथा राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी प्रहरीसम्म तुरन्तै सूचना पुर्याउने व्यवस्था मिलाउने योजना 30 दिनभित्र कार्यान्वयन गर्ने भनिएको छ। यी सबै कुराहरूको कार्यान्वयन सीतावादीकै नेतृत्वमा यो मन्त्रालयले अरू मन्त्रालयहरूसँग पनि कोअर्डिनेट गरेर गर्नुपर्नेछ। अब मन्त्री हुनु कुनै सक्सेस स्टोरीको अन्त्य नभएर एउटा ठूलो जिम्मेवारीको शुरूआत हो। लाखौं मार्जिनलाइज महिला र बाल बालिकाको आवाज अब उनको डेस्कमा पुगेको छ। समयले नै प्रमाणित गर्छ यो जिम्मेवारी उनको लागि एउटा कार्य दक्षता देखाउने अपर्च्युनिटी बन्छ कि प्रशासनिक अल्झन भित्रको एउटा जटिल चुनौती। गणेश पौडेल कास्की निर्वाचन क्षेत्र नम्बर 2 विजय भएका राष्ट्रपाका गणेश पौडेलले विजय हुने बित्तिकै सामाजिक सञ्जालमा अबको 5 वर्ष तपाईँ यानि कि भोटर्सले र आफूले नगर्ने काम भन्दै 13 बुदा सार्वजनिक गरे। हाम्रो समाजको प्राय हरेक सेक्टरमा भित्रसम्मै जरा गाडेर बसेको नेपोटिजम अनि फोर्स फोर्सको थ्रु काम गर्ने गराउने खराब प्रविधिलाई औलाउँदै उनको 13 लिस्टले समग्रमा बोलेको कुरा थियो। पद, शक्ति वा सम्बन्धको दुरुपयोग गरेर कुनै पनि प्रकारको व्यक्तिगत फाइदा, अनियमितता वा गैर कानुनी काममा सहयोग नगर्ने र समानता पारदर्शिता र न्यायको आधारमा मात्रै काम गर्ने। केही समय यता लेखक साहित्यकार र अभियन्ताको परिचय बनाएर हिँडेका 46 वर्षीय गणेश पौडेलको खास नाम खड्गराज पौडेल हो। उनले आफ्नो पहिलो नोभल पैतालाबाट नेपाली साहित्यमा राम्रो पहिचान पनि बनाएका छन्। जसरी बालनले पछिल्लो समय आफ्नो ऱ्यापहरूमा सामाजिक अनि राजनीतिक विषयहरूलाई ठाउँ दिँदै आएका थिए अनि ट्रेडिसनल पोलिटिक्सलाई प्रश्न गर्दै आएका थिए, त्यसरी नै वैकल्पिक राजनीतिक धारका समर्थक गणेश पौडेलले पनि आफ्नो साहित्य मार्फत तिनै कुराहरू उठाउँदै आएका थिए। पोखरा महानगरपालिका 14 मजेरी पाटनमा जन्मिएका गणेशले ऱ्यान्डम रिडर सोसाइटी मार्फत पठन संस्कृतिको विकास गर्नेदेखि सरलिज्म लगायतका नयाँ धाराहरूको प्रयोग गर्दै कलम चलाउँछन्। गणेश पौडेल सामाजिक सञ्जालमा पनि निकै एक्टिभ छन् र समाजमा हुने भ्रष्टाचार, अनियमितता, विकृति, विसङ्गति विरुद्ध आवाज पनि उठाउँदै आएका छन्। अङ्ग्रेजी साहित्यमा स्नातक र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका उनीसँग 15 वर्षभन्दा बढीको शिक्षण पेसाको अनुभव छ। नेपालको पर्यटनको राजधानी जसरी हेरिने गरेको पोखराले आफ्नै ठाउँको सांसदलाई पर्यटन मन्त्रीको रूपमा पाएको छ। उनलाई बालनले लिड गरेको कार्यपालिकामा पर्यटन तथा नागरिक उडान मन्त्रीको जिम्मेवारी दिएको छ। 2079 स्थानीय चुनावताका देशैभरि लौरो अभियान चलाउने मध्येका एक व्यक्ति गणेश पौडेल पनि हुन्। उनको र बालन बीचको आत्मीयता पनि यही दौरानबाट शुरू भएको थियो। लौरो चुनाव चिन्ह बोकेर बालनले काठमाडौँ महानगरपालिकाको मेयर पदमा जित्दै गर्दा गणेश पनि पोखरा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र लडेका थिए, तर उनी विजयी भने हुन सकेनन्। राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौं भन्ने नारासहित 79 स्थानीय चुनावमा होमिएका गणेशले हार बेहोरे पनि 2082 प्रतिनिधि सभा निर्वाचनमा विचारले जितौं, चरित्रले टिकौं जस्ता नारा अघि सारेर विजयी भएका थिए। साहित्यदेखि समसामयिक विषयका गम्भीर बहसमा खुलेर तर्क राख्नेदेखि जस्तो सुकै परिस्थितिलाई पनि खित्का छाडेर हाँसी हाँसी स्वीकार्ने उनको बानीलाई समर्थकहरूले निकै मन पराएका छन्। तर उनको काँधमा आएको जिम्मेवारीलाई अब उनले कसरी स्वीकार्छन् त्यो भने हेर्नै पर्ने हुन्छ। किनकि नेपालको वान अफ द प्रमुख अर्थतन्त्रको मेरुदण्ड भनेकै नेपालको पर्यटन क्षेत्र हो, जसलाई पछिल्लो समय कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र राम्रो योजनाको अभावले शिथिल बनाएको छ। अरबौं लगानीमा बनेका पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको विवाददेखि हिमालय पर्यटनको अव्यवस्थित व्यवस्थापन र बढ्दो फोहोर जस्ता जटिल समस्याको रियालिस्टिक निकास अब उनले दिनुपर्ने हुन्छ। त्यस्तै 2013 AD युरोपियन युनियनले नेपाली वायु सेवालाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था अझै कायम रहेको बेलामा गणेश पौडेलले हाम्रो उडान क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा कसरी प्रश्नको घेराबाट निकाल्छन् त्यो पनि अब उनीमै भर पर्छ। बालनले चुनाव ताका देश दौडाएको बेलामा उदयपुरलाई बाली जस्तो बनाउन सक्ने कुरा अनि स्विजरल्याण्डको बाउ जसरी बढी बालिकालाई स्थापित गर्ने कुरालाई मृत रूप दिन व्यवस्थित पर्यटन विकासका लागि 1 महिनाभित्र कार्ययोजना खाका प्रस्तुत गर्ने जिम्मा पनि अब गणेश पौडेलले नै पाएका छन्। यसका निम्ति सरकारले सार्वजनिक गरेको शासकीय सुधारका निम्ति 100 कार्यसूचीमा केही बुदाहरू छन्। जस्तै बुदा नम्बर 72 उदयपुर, अछाम, बाजुरा, बढीमालिका, अपिमाल ट्रेकिङ रूट, दोर्दीमाल ट्रेकिङ रूट लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी 1 महिनाभित्र कार्यान्वयन योजना खाका प्रस्तुत गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 73 नेपाललाई आरोग्य पर्यटन यानि कि पूर्व दर्शन, ध्यान, योग, आयुर्वेद लगायतको हब बनाउने र नेपाल वेलनेस इयर 2027 मनाउने भनिएको छ। यी सबै कुराको तयारी र कार्यान्वयन अब गणेश पौडेलकै हातमा छ। गीता चौधरी। चैत्र 12 गतेको सांसदहरूको शपथ ग्रहण समारोहमा एउटा निकै आश्चर्यको दृश्य देख्न पाइयो। परम्परागत वेशभूषामा सजिएर आफ्नो समुदायका संस्कृति र पहिचानको महत्व झल्काउँदै सांसदहरू भेला भएका थिए। त्यो दृश्य सुन्दर रङहरूको मिश्रण इन्द्रेणी भन्दा कम थिएन। तिनै रङहरू मध्ये एक थिइन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी गीता चौधरी। कानुनी तथा सामाजिक सेवा पृष्ठभूमि भएकी गीताको सोही स्वभाव भोलिपल्ट चैत्र 13 गते मन्त्रीको शपथ ग्रहण गर्ने क्रममा पनि पूर्ण देखिएको थियो। 33 वर्षीय गीता चौधरीलाई कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय सुम्पिएको छ। निम्न आय स्रोत भएको थारू कृषक परिवारमा जन्मिएकी गीता चौधरीको व्यक्तिगत जीवनलाई निहाल्दा हामीले केही महिना अगाडि निकालेको पूर्व सांसद शान्ता चौधरीको जीवनमा आधारित यो कमलरी कमैया प्रथाको भिडियोसँग केही कुराहरू मिल्न जान्छ। अब कमैया कमलारी प्रथालाई विस्तृतमा बुझ्नको लागि चाहिँ त्यही भिडियो पक्कै पनि हेर्नुहोला। तर कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 4 असैना घर भएकी गीता चौधरीले कुनै समय थारू समुदायको भित्रसम्म जरा गाडेर बसेको यो प्रथालाई नजिकबाट देखेकी छिन्। थारू समुदायमा कतिपय किशोरीहरू कमलरी बस्न गइरहेको वा बीचमै पढाइ छोड्न बाध्य भएको निकै मजाले अनुभूति गरेकी गीता चौधरी आफै चाहिँ कमलरी बस्न नपरे पनि उनका हजुरबा कमैया बसेका थिए। गीताको परिवारको आर्थिक पाटो निकै नाजुक थियो। तर परिवारमा शिक्षाले भने निकै ठुलो ठाउँ ओगटेको थियो। दशन रूप ऋण काटेरै भए पनि गीताले मास्टर्स इन ल सम्मको अध्ययन सम्पन्न गरेकी छिन्। पछिल्लो समय युथ एडभोकेसी नेपालकी संस्थापक हुँदै सामाजिक न्यायको वकालत गर्ने गीताले कञ्चनपुर र आसपासका क्षेत्रमा 150 भन्दा बढी गरिब दलित तथा सीमान्तकृत नागरिकलाई निशुल्क कानूनी सहायता प्रदान गरेकी छिन्। गीता चौधरीको राजनीतिक सक्रियता 62-63 को जनआन्दोलनबाटै शुरू भएको थियो र आफ्नो विद्यार्थी जीवनमा उनी एमाले निकट विद्यार्थी संगठन अनेराशसँग आबद्ध पनि भएकी थिइन्। त्यसै 79 सालको निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा

सदस्यकालाई उम्मेद्वार पनि बनेकी थिइन् तर उनी चुनावमा जित निकाल्न भने सकिनन्। तर यो पटक राष्ट्रपतिको समानुपातिकबाट गीता चौधरी सांसद मात्र नभएर मन्त्री नै बनेकी छिन्। सड़कमा अधिकारको वकालत गर्दै हिँडेकी गीताको काँधमा अब कृषि क्रान्ति गर्ने र वनसँग सम्बन्धित उद्योगको तीव्र विकास गर्ने जिम्मेवारी आएको छ। सरकारको 100 कार्यसूचीको बुदा नम्बर 90 उल्लेख भए अनुसार प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने, व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने कृषिलाई सोयल हेल्थ कार्ड 3 महिनाभित्र दिने अनि प्रमुख खाद्यान्न कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्याङ्कन सुनिश्चित गर्न उधारो कारोबारमा अधिकतम 25 दिनभित्र अनिवार्य भुक्तानी हुने र यदि समय अवधिभित्र भुक्तानी नभए ब्याज सहित भुक्तानी गर्ने भन्ने व्यवस्थालाई अब कसरी कार्यान्वयन गरिन्छ त्यो हेर्नै पर्ने हुन्छ। देश कृषि क्रान्तिको सुरुवात यसैबाट हुन सक्छ। वर्तमान बालिनको नेतृत्वमा गठन भएको सरकारले आगामी 5 वर्षभित्र नेपालको अर्थतन्त्रलाई $100 बिलियन पुर्याउने महत्वाकांक्षी लक्ष्य राख्दै गर्दा गीता चौधरीले लिड गरेको वन र कृषि मन्त्रालयले कस्तो रोल प्ले गर्छ त्यो अब विस्तारै थाहा हुँदै जाने नै छ। निशा मेहता प्रधानमन्त्री बालेन्द्र शाहको 15 सदस्यीय मन्त्री परिषदमा रहेका 5 जना महिला मन्त्रीहरू मध्ये निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका पाएकी छिन्। उनले पार्लियामेन्ट्री सर्टिफिकेट पाएपछि भावुक हुँदै भनिन्, यो भारी जिम्मेवारी केवल मेरो व्यक्तिगत सफलता होइन बल्कि समाजसेवा, पेसागत अनुभव र राजनीतिक धैर्यताको संगम हो। तर आखिर उनी को हुन् त? विगत 15 वर्षदेखि नर्सिङ पेसामा आबद्ध भएकी निशा मेहताले इन्डियाबाट नर्सिङमा मास्टर्स गरे पछाडि बीपी कोइराला इन्स्टिट्युट अफ हेल्थ एन्ड साइन्सेस धरानमा 3 वर्ष काम गरिन्। त्यसपछि उनी अहिले विराटनगरको विराट मेडिकल टिचिङ हस्पिटलमा नर्सिङ पढाउँदै थिइन्। यसरी वार्डमा बिरामीको सेवादेखि हस्पिटल म्यानेजमेन्टसम्मको फ्रन्टलाइन एक्सपिरियन्सले नै सम्भवतः उनलाई स्वास्थ्य मन्त्रालयमा छिर्ने ठाउँ बनाएको हुन सक्छ। यसै अनुरूप स्वास्थ्य क्षेत्रमा भएन ग्याप र मधेसी महिलाको समस्याहरूलाई उनले धेरै नजिकबाट देखेकी छिन्। सुनसरी जिल्ला इन्नरवाकी बासिन्दा निशा राष्ट्रपतिको स्थापनासँगै यसको मेम्बर बनेकी थिइन्। पछिल्लो निर्वाचनको प्रतिनिधि सभामा पुग्न नसके पनि यसपालि महिला क्लस्टरबाट उनी समानुपातिक सांसद बनिन्। उनको नियुक्तिको एउटा मुख्य कारण चाहिँ प्रोफेसनल एक्सपर्टिजसँगै मधेसी समुदायको मजबुत प्रतिनिधित्व हुन सक्ने देखिन्छ। सरकारले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा स्वास्थ्य क्षेत्रका सुधारका निम्ति बुदा नम्बर 85 योजनाहरू राखिएको छ, जसमा सबैभन्दा महत्वपूर्ण योजना भनेको चाहिँ विपन्न, असहाय तथा व्यवहारिक बिरामीका निम्ति गभर्नमेन्ट र प्राइभेट हस्पिटलमा कम्तीमा 10% बेड उपलब्ध गराउने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्ने भनिएको छ। त्यस्तै सुदूरपश्चिम अनि मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाको लागि एयर एम्बुलेन्स स्ट्यान्ड बाई राख्ने भनिएको छ। अनि अबको 3 महिनाभित्र डिजिटल पेसेन्ट रेकर्ड सिस्टम तयार पारी बिरामीको फाइल बोकी धाउने झन्झटलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ। सरकारले इन्टिग्रेटेड सिस्टम ल्याउने भनेको छ, जसबाट नेपालभरिका हस्पिटललाई कम्प्युटरबाट एक अर्कासँग जोडिने भएको छ। यसो गर्दा तपाईँको मेडिकल हिस्ट्री अब जुनसुकै डक्टरले भने तुरन्तै हेर्न मिल्छ। यो निर्णय एकदमै राम्रो देखिए पनि बिरामीका यस्ता गोप्य डेटालाई ह्याकरबाट जोगाउन र साइबर सेक्युरिटी निश्चित गर्नका निम्ति यो योजनाको मुख्य टेक्निकल चुनौती हुने देखिन्छ। अब मन्त्रीको सफल खाएपछि निशा मेहताको यो टिकटक भिडियो भाइरल भएको थियो।

अब यस्तो कुल अनि ग्राउन्ड रियालिटी नै बुझे कि एक नर्सले स्वास्थ्य मन्त्रालयको जिम्मा सम्हाल्नु नेपालको हेल्थ सिस्टमको लागि एउटा नयाँ आशा हुन सक्छ। बाँकी त अब काम हेर्ने हो। बालेन्द्र शाह नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ। 44 वर्ष अगाडि काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्तको रेज्युमे निकै फ्यासिनेटिङ छ। होटल म्यानेजमेन्टदेखि डिजे अनि प्रोजेक्ट म्यानेजरदेखि सोसल एक्टिभिस्टसम्म उनले आफूलाई फरक फरक रूपमा राखेर टेस्ट गरेका छन्। ब्याचलर्स डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन पढेका श्रेष्ठले सुरुमा होटल र रेस्टुरेन्ट म्यानेजमेन्ट तथा विभिन्न डेभलपमेन्ट प्रोजेक्टहरूमा काम गरे। पछि 2072 भूकम्प पश्चात उनी सोसल वर्कतिर एक्टिभली लाग्न थाले। त्यसपछि उनैले फोर्स नेपाल स्थापना गरेर वान ट्री माई रेस्पोन्सिबिलिटी जस्ता इन्भाइरोमेन्ट क्याम्पेनहरू लिड गरे, जसले उनको ग्रास रुट इन्गेजमेन्टलाई मजबुत बनायो। राष्ट्रपतिका विराज भक्त श्रेष्ठले 2082 आम निर्वाचनमा काठमाडौँ 8 24,592 मत ल्याइ सहज जित हासिल गरे। उनको राजनीतिक यात्रा परम्परागत दलहरूबाट नभएर केही समय अगाडिदेखि मौलाउँदै गरेको अल्टरनेटिभ पोलिटिक्सको आन्दोलनबाट सुरु भएको हो। आजभन्दा 9 वर्ष अगाडि उज्जवल थापाको विवेकशील नेपाली दल, जसले ट्रान्सप्यारेन्सी, गुड गभर्नेन्स अनि एन्टी करप्सन एजेन्डालाई

मात्र। अब त्यो छोटो कार्यकालमा उनको नेतृत्वमा ठूलो परिवर्तन त देखिएन, तर स्पोर्ट्स इन्फ्रास्ट्रक्चर, इन्फ्रा सुधार र पेरिस ओलम्पिक तयारी जस्ता मुद्दाहरूमा छलफल र सक्रियता बढेको देखियो। अब स्पोर्ट्स मिनिस्ट्रीबाट सिधै ऊर्जा मन्त्रालय, यो एकदमै ठूलो सिफ्ट हो। खासमा यो मन्त्रालयमा सागर ढकालको चर्चा थियो, तर विराट भक्त नै मन्त्री भएपछि सागर ढकालले पनि विराट भक्तलाई भेटेर आफूले जानेको कुरा सक्दो सहयोग गर्ने भनेका छन्। उनले लेखेका छन्, देश कायापलट हुनुभन्दा अघि ऊर्जाको जग बलियो हुनुपर्छ, चाहे त्यो चीन होस् वा परिवर्तन हुँदै गरेको इथियोपिया। ऊर्जा तथा जलस्रोत मन्त्रालयले पुरै देशको कायापलट गर्न सक्छ। म आफै बन्छु वा बन्दिन त्यो ठूलो कुरा होइन, तर देश बन्नुपर्छ। आज करिब 2 घण्टा मेरो लामो समयदेखिको साथी विराज दाईलाई आफूले जानेको कुरा राखे र सकेको सहयोग गर्नेछु। राजनीतिमा यस अगाडिदेखि नै अहंकार र घमण्डलाई साइडमा राखी एकअर्कालाई सहयोग गर्छौ भन्ने प्रतिबद्धता जनाउनु एकदमै नयाँ प्रयास हो। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्य सूचीमा विराज भक्त श्रेष्ठको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका निम्ति बुदा नम्बर 74 केही कुराहरू उल्लेख गरिएको छ। जस्तै 1 महिनाभित्र इनर्जी एक्सपोर्ट स्ट्राटेजी फाइनलाइज गर्ने, 180 डेज मेन्डेट भित्र पेन्डिङ विद्युत खरिद सम्झौता पीपीए तथा लाइसेन्सिङको बोटल नेकलाई एड्रेस गर्ने, विद्युत निर्यातलाई पिक टाइम प्राइजिङ मार्केटमा फोकस गर्ने, नेपाल विद्युत प्राधिकरणको स्ट्रक्चरल रिफर्म रोडम्याप लागू गर्ने र ऊर्जामा क्यापिटल इन्फ्लो बढाउन मल्टी डाइमेन्सनल फाइनेन्सियल स्ट्रक्चरको आधार तयार गरी यो सेक्टरलाई इकोनोमिक ब्याकबोनको रूपमा विकास गर्ने भनिएको छ। त्यसै गरी बुदा नम्बर 75 खानेपानी र सरसफाई क्षेत्रभित्र विभिन्न निकायहरू बीच समन्वयको कमी छ, जसलाई सुधार्न प्रधानमन्त्री र मन्त्री परिषदको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभागलाई सम्मिलित गरेर एकीकृत संरचना बनाउने योजना राखिएको छ। यसको लागि एक उच्च स्तरीय एकीकृत खानेपानी समन्वय टास्क फोर्स गठन गर्ने भनिएको छ। त्यस्तै पोखरा स्थित फेवाताल नजिकको अतिक्रमण हटाउने र शहरी विकास विधेयक र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक सदनमा पेश गर्ने भनिएको छ। अब परम्परागत राजनीति भन्दा फरक पृष्ठभूमिबाट आएका विराज भक्तको फरक दृष्टिकोणले नेपालको ऊर्जा क्षेत्रमा कस्तो इम्प्याक्ट पर्छ त्यो भने प्रतीक्षाको विषय नै भनेको छ। दीपक कुमार शाह, श्रम रोजगार र सामाजिक सुरक्षा मन्त्रालय। हरेक दिन 2000+ युवाहरू विदेशतिर मोडिने हाम्रो देशमा यो मन्त्रालय भनेको केवल एउटा कार्यालय मात्र होइन, यो हजारौंको भविष्यसँग जोडिएको ठाउँ हो। र आज यही महत्वपूर्ण मन्त्रालयको कमान्ड सम्हाल्न आइपुगेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका 34 वर्षीय नेता दीपक कुमार शाह। महोत्तरी 2 विजयी भएका दीपक कुमार शाहले 19 पटक मन्त्री बनेका शरद सिंह भण्डारीलाई झन्नै 3 गुणा मतान्तरले पराजित गरेका थिए। उनको ब्याकग्राउन्ड हेर्ने हो भने उनको एक्सपर्टिज खासमा पब्लिक हेल्थको क्षेत्रमा देखिन्छ। उनले त्रिभुवन युनिभर्सिटीको इन्स्टिट्युट अफ मेडिसिनबाट ब्याचलर्स अफ अप्टोमेट्रीमा स्नातक गरेका छन्। त्यसपछि बेलायतको सरकारले कम्पिटिसनको आधारमा प्रदान गर्ने ट्रिमनिङ स्कलरसिप पाएर उनी मास्टर्स गर्न युके गएका थिए। बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनबाट गत साल मात्र पब्लिक हेल्थमा मास्टर्स गरेका उनी नेपाल फर्किएका थिए। यही बीचमा उनले वर्ल्ड हेल्थ अर्गनाइजेसन डब्ल्युएचओ र एफएचआई 360 जस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर नेपालका निम्ति काम पनि गरेका छन्। अब यसरी पब्लिक हेल्थको पृष्ठभूमिबाट भएकाले श्रम नीति, विदेशी रोजगार, द्विपक्षीय सम्झौता जस्ता क्षेत्रमा उनको पूर्व संलग्नता खासै देखिँदैन। तर महत्वपूर्ण पक्ष चाहिँ के छ भने दीपक कुमार शाह त्यही महोत्तरी 2 आएका छन् जहाँको घर घरबाट युवाहरू रोजगारीको लागि विदेश हुनुपर्ने बाध्यता छ। महोत्तरी, सर्लाही र रौतहट जस्ता जिल्लाहरूबाट नै नेपालको सबैभन्दा ठूलो संख्यामा युवाहरू खाडी जान्छन् अनि कति त बाका समेत फर्किन्छन्। सो यो हिसाबमा शाहको नियुक्ति सिम्बोलिक रूपमा निकै बलियो छ। उनलाई आफ्नो समुदायको त्यो पीड़ा मजाले थाहा छ, तर चुनौती पनि कम छैन। लेबर एडमिनिस्ट्रेसन एक्सपर्ट पूर्ण चन्द्र भट्टराईका अनुसार हामीसँग पोलिसी र प्लानको कमी छैन, असली परीक्षा त्यसको कार्यान्वयनमा हुन्छ। मन्त्रालय सम्हालेकै दिनदेखि दीपक कुमार शाहले सक्रिय रूपमा काम शुरू गरेका छन्। श्रम मन्त्रालयले विदेशी रोजगार विभागलाई टोकन सिस्टम ब्यान्ड गरेर सेम डे लेबर एप्रुभल दिने निर्देशन दिएको छ, अर्थात आवेदन गरेको दिन नै श्रम पास जारी हुने व्यवस्था लागू भएको छ। साथै मिनिस्टर शाहले प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङको पाठ्यक्रममा आधारित अडियो भिजुअल सामग्री तयार गरी डिजिटल रूपमा विदेश जाने कर्मीहरूलाई उपलब्ध गर्ने निर्देशन पनि दिइसकेका छन्। यसै गरी अब सबै प्रवासी कर्मीहरूलाई कन्ट्रिब्युसन बेस्ड सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा नामबद्ध गर्ने कठोर नीति पनि लागू गर्ने घोषणा गरिएको छ। त्यस्तै सरकारको नवघोषित 100 बुँदे कार्यसूचीको 6 नम्बरमा विक्रमसम्म 2082 जयन्ती आन्दोलनमा पारिएका शहीद परिवार र घाइतेहरूलाई उनीहरूको योग्यता अनुसार 100 दिनभित्र रोजगारी, सिप र मनोवैज्ञानिक सहायता सहितको पुनर्स्थापना प्याकेज दिने

नीति सार्वजनिक गरिएको छ। त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गतको सिटिभिटी, मिनिस्ट्री अफ लेबर इम्प्लोइमेन्ट एन्ड सोसल सेक्युरिटी अन्तर्गतको सिप विकास संस्था र उद्योग मन्त्रालयको व्यवसाय विकास संस्थानलाई इन्टिग्रेट गरी 60 दिनभित्र रोजगार सेवा केन्द्रहरूलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गर्ने योजना पनि राखिएको छ। यो चिजमा पनि उनले नै कोअर्डिनेट गर्नुपर्ने हुन्छ। त्यस्तै अहिले मिडल इस्टमा भइरहेको वारका कारण हाम्रा नेपाली दाजुभाइहरूको जीव धनको सुरक्षा गर्नेदेखि उनीहरूलाई नेपालमा ल्याउनु परेको खण्डमा उनीहरूका निम्ति रिहेबिलिटेसन प्याकेज ल्याउने सम्मका कामहरू पनि अब अन्य मन्त्रालयहरूसँग कोअर्डिनेट गरेर मन्त्रीशाले नै गर्नुपर्ने हुन्छ। विदेश पठाइदिने नाममा हुने ठगीदेखि सिप विकासका कार्यक्रमहरू उनकै मन्त्रालयभित्र पर्छन्। तसर्थ यी सबैको काममा शाहको भूमिका के रहन्छ त्यो समयले नै देखाउँछ। तर तुरुन्तै चाहिँ मन्त्रीशाले आफूमाथि लागेका यस्ता आरोपहरूको खण्डन गर्नुपर्ने भएको छ। शिशिर खनाल बालेन्द्र शाह नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेका शिशिर खनाल 3 वर्ष अगाडि शिक्षा मन्त्री थिए। यसअघिको निर्वाचनमा पनि काठमाडौँ 6 विजयी भएका शिशिर खनाल माघ 3, 2079 पुष्पकमल दाहाल प्रचण्डको सरकारमा राष्ट्रपा पनि सामेल हुँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। तर राष्ट्रपा अध्यक्ष रवि लामी छानेको नागरिकता विवादपछि उत्पन्न भएको राजनीतिक अस्थिरताले गर्दा माघ 22 राष्ट्रपाका सबै मन्त्रीहरूले राजीनामा दिन्छन्, जसले गर्दा पद सम्हालेको केवल 19 दिनमै खनालले पनि मन्त्री पद छाड्नु परेको थियो। यो चुनावमा पनि काठमाडौँ 6 विजयी भएका खनालले यो पटक अझ महत्वपूर्ण जिम्मेवारी बोकी परराष्ट्र मन्त्रीको रूपमा फर्किएका छन्। शिशिर खनालले त्रिचन्द्र क्याम्पसमा इन्टरमिडिएटको पढाइ सकेर अमेरिकाको युनिभर्सिटी अफ विन्स काउन्सिल म्याडिसनबाट पब्लिक एफेयर्समा मास्टर्स गरेका छन्। साथसाथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको इन्टरनेसनल डिपार्टमेन्टको हेड पनि हुन्। त्यही अनुभवले नै उनलाई बालेन शाहको क्याबिनेटमा ग्लोबल एफेयर्स सम्हाल्ने मौका दिएको हुन सक्छ। पद ग्रहण पश्चात शिशिर खनालले मिडल इस्टमा भइरहेको युद्धको कारण प्रभावित भएका नेपालीहरूको सुरक्षा उनको पहिलो प्राथमिकता हुने बताएका छन्। अब उनको कूटनीतिक तरिका कतिको कुशल छ त्यसको टेस्ट अहिले नै हुने देखिएको छ। सैबुद्धि कार्यसूचीमा परराष्ट्र मन्त्रालयले 2 डेडलाइन भित्र महत्वपूर्ण काम गर्नुपर्नेछ। पहिलो 7 दिन भित्र मिडल इस्टको संकटले नेपालको इकोनोमी र कामदारलाई पार्ने असर बारे डिटेल रिपोर्ट तयार पार्नुपर्ने र यो वारको असर नेपाल र नेपालीमा सकेसम्म कम पर्ने गरी सर्ट टर्म, मिड टर्म र लङ टर्म समाधानको उपायहरू खोज्नुपर्ने, अनि दोस्रो 30 दिन भित्र अन्तर्राष्ट्रिय संकटसँग लड्न एक मजबुत क्राइसिस म्यानेजमेन्ट नीति र रणनीति तयार गर्नुपर्ने। अब नेपाल जियो पोलिटिकली सेन्सिटिभ लोकेसनमा छ। जियो पोलिटिकली नेपाल जस्ता देशहरूलाई विश्वमा स्मल स्टेट भनिन्छ, त्यसैले यस्ता राष्ट्रहरूको चुनौती र अवसर दुवै हुन्छन्। सबैभन्दा ठूलो चुनौती भनेको भू राजनीतिक दबाव हो। भारत चीन जस्ता ठूला शक्तिशाली देशहरूको बीचको सन्तुलन कायम गर्नुपर्ने अवस्था, त्यस्तै पश्चिमी देशको प्रभाव पनि बढ्दो छ, जसले विकासमा अवसर ल्याए पनि कहिलेकाहीँ नीतिगत निर्भरता र सांस्कृतिक प्रभावको चुनौती पनि सिर्जना गर्छ। आर्थिक रूपमा सीमित उद्योग, वैदेशिक रोजगारीमा निर्भरता र ग्रान्ट्सहरूमा भर पर्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउन सक्छ, तर यही कुराहरू अवसर पनि बन्न सक्छन्। नेपालले आफ्नो भौगोलिक अवस्थालाई ब्रिज इकोनोमीको रूपमा प्रयोग गर्दै भारत र चीन बीच ट्रान्जिट र व्यापार हब बन्न सक्छ। निज डिप्लोमेसी मार्फत नेपालले आफ्नै विशिष्ट पहिचान, जस्तै शान्ति प्रक्रिया, जलवायु परिवर्तन अथवा एभरेस्ट र बुद्ध भूमि जस्ता चिजहरूलाई विश्व मञ्चमा बलियो रूपमा प्रस्तुत गर्न सक्छ। साथै ग्रान्ट्स र अन्तर्राष्ट्रिय सहयोगलाई पनि रणनीतिक प्रयोग गरियो भने पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो फाइदा हुन सक्छ। त्यसैले छिमेकी राष्ट्रहरूसँगको इकोनोमिक डिप्लोमेसीदेखि लिएर गल्फको क्राइसिस म्यानेजमेन्टसम्म शिशिर खनालको जिम्मेवारी धेरै ठूलो छ। अन्तर्राष्ट्रिय जगतमा पुरै नेपालको छविलाई उनैले लिड गर्नुपर्नेछ। अब हेरौँ उनको पर्फर्मेन्स कस्तो रहला त। सुनिल लम्साल सुनिल लम्साल र बालेनको ब्रोमान्स त हामीले यस अगाडिको भिडियोमा थोर बहुत देखाइ नै हाल्यौँ। इन्डियामा मास्टर्स इन स्ट्रक्चरल इन्जिनियरिङ गर्दै गर्दादेखिका साथी हुन् सुनिल र बालेन। उनीहरूको दुबईको एकाडेमिक स्टाटस पनि उस्तै छ। बालेन जस्तै सुनिलले पनि एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ गरेका छन् र अहिले काठमाडौँ युनिभर्सिटीमा सोलिड वेस्ट म्यानेजमेन्टमा पिएचडी पनि गर्दैछन्। 35 वर्षीय इन्जिनियर सुनिल लम्सालको इन्स्टाग्राम प्रोफाइलको हाइलाइट हेर्ने हो भने यस्ता इन्जिनियरिङसँग सम्बन्धित इक्वेसन्स र फर्मुलाहरू भेटिन्छन्। हाम्रो देशको मन्त्रीमण्डलमा मन्त्रालयसँग सम्बन्धित एक्सपर्ट्सहरूले मन्त्रालयको लिड बिरलै गरेको पाइन्छ। वर्षौंदेखिको यही ग्याप फिल गर्दै स्ट्रक्चरल इन्जिनियर सुनिल लम्सालले बालेन नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको लिड गर्ने मौका पाएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मिएका अनि पछिल्लो 2 दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा रहेका सुनिलले भैरवाको गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट, पोखराको इन्टरनेसनल एयरपोर्ट अनि विराटनगर एयरपोर्ट जस्ता राष्ट्रिय स्तरका प्रोजेक्टहरूमा काम गरिसकेका छन्। हिस्टोरिकल सिंहदरबारको रिकन्स्ट्रक्सन गर्ने प्रोजेक्टमा पनि सुनिलको डाइरेक्ट इन्भल्भमेन्ट थियो। त्यसै बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सुनिल पूर्वाधार एवं वातावरण विज्ञका रूपमा बालेनसँगै कार्यरत पनि थिए। सोही क्रममा एकपटक बालेनले सुनिल लम्सालाई धन्यवाद दिँदै कपनको खोला खोल्न एकदमै प्रमुख भूमिका निभाउने

इन्जिनियर सुनिल लम्सालाई धन्यवाद भनेर पोस्ट पनि गरेका थिए। अब इन्डियाको निड मिनास इन्स्टिट्युट अफ टेक्नोलोजीमा बालनसँगै भेट भएदेखि सुनिल र बालन सँगसँगै जस्तै नै छन्। महानगरपालिकासँग मिलेर काम गर्ने दौरानमा नै सुनिललाई स्थानीय सरकारको राम्रो एक्सपोजर मिलेको थियो। उनले नेपालको पोलिटिक्सलाई मजाले अनुभव गर्ने मौका पाएका थिए। तर उनको राजनीतिप्रति चासो र झुकाव भने बालनसँग भेट हुनुभन्दा अगाडिदेखि नै थियो। लुम्बिनी इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ गर्दै गर्दा उनले एमालेको विद्यार्थी संगठन अन्तर्राष्ट्रिय व्यूमा निकै एक्टिभ भएर काम गरेका थिए। तर अहिले राष्ट्रपाको महामन्त्री र भौतिक पूर्वाधार मन्त्रालय लिड गर्ने मौका पाएका सुनिल लम्सालको काँधमा ठूलो जिम्मेवारी छ। डेभलपमेन्ट फोकस मन्त्रालयहरू मध्ये भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा धेरै नेसनल बजेट पाउने गरेको अवस्थामा वर्षौंदेखि अलपत्र परेका रोड अनि पुल जस्ता पूर्वाधारहरूलाई समयमै सक्नेदेखि ट्रान्सपोर्ट सेक्टरमा हुने गरेको सिन्डिकेटलाई अन्त्य गर्दै सार्वजनिक यातायातमा सर्वसाधारणले खेप्नु परेको शास्ति, रोड एक्सिडेन्टहरू मिनिमाइज गर्ने लगायतका कैयौं च्यालेन्जेसहरू उनले अब फेस गर्नुपर्ने हुन्छ र निकास हाई एक्सपेक्टेसन राखेर हेरिएका सुनिल लम्सालले महानगरपालिकामा हुँदा बालनसँग मिलेर गर्न खोजेको सोलिड वेस्ट म्यानेजमेन्ट र स्मार्ट सिटी जस्ता परियोजनाहरूलाई पनि अब उनले कसरी अगाडि बढाउँछन् त्यो पनि हेर्न सबैजना उत्सुक छौ। किनभने बालन सरकारले सार्वजनिक गरेको 100 कार्यसूचीको 77 नम्बरको बुदाले शहरी विकास विधेयक र फोहोर मैला व्यवस्था सम्बन्धी विधेयक 2 महिनाभित्र मन्त्री परिषद समक्ष पेश गर्नुपर्ने भनेर भनेको छ। सुदन गुरुङ। यो भिडियो सुदन गुरुङले राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पदको शपथ गर्ने पछाडि सिंहदरबार प्रस्थान गर्नु अगाडिको हो। गाडी रोकेर सुदन समर्थकहरूलाई हात जोडेर नमस्कार गर्दैछन्। अनि यताबाट समर्थकहरूले चाहिँ भ्रष्टाचारीहरूलाई जेल हाल भन्दै विश्वप्लक सुदन भन्दैछन्। दिल्ली आन्दोलनको प्रमुख माग मध्ये भ्रष्टाचार रहित प्रणाली र सुशासनको कार्यान्वयन गर्ने बालन नेतृत्वको सरकारले सुदन गुरुङलाई आफ्नो प्रमुख हतियारको रूपमा अघि सार्दै गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो। सायद गृह मन्त्रीमा सुदन गुरुङको नियुक्ति हुन्छ भन्ने कसैले पनि आकलन गरेकै थिएनन् होला। उनी गृह मन्त्री बन्ने भनेर घोषणा भएपछि एकछिन त उनी मिमकै पात्र बने। उनका पुराना भिडियोजहरू सहित यस्तो मान्छेलाई गृह मन्त्री बनाउने हो भन्न थालियो। तर यो सिलसिला 24 घण्टा पनि टिकेन। नायक फिल्मको शैलीमा 24 घण्टा नबित्दै सुदन गुरुङकै नेतृत्वमा भाद्र 23 र 24 का 2 मुख्य आरोपीहरू पूर्व गृह मन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुलिसले पक्राउ गर्यो। सुदनको कामको यो त केवल शुरूआत मात्र थियो। त्यस पछाडि हरेक दिन नै नेपाल प्रहरीले कोही न कोही हाई प्रोफाइललाई समातिरहेको छ। एमालेकी प्रदेश सांसद रेखा शर्मा, पूर्व ऊर्जा मन्त्री कंग्रेसका दीपक खड्का अनि जेएनजी आन्दोलनकै क्रममा रहेका काठमाडौँका सिडिओलाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अब आजभन्दा 6 महिना अघिसम्म सुदन गुरुङ केवल एउटा सोसल एक्टिभिस्ट मात्र थिए। कुनै समय इभेन्ट म्यानेजमेन्ट गर्ने अनि डिजेको रूपमा पनि काम गर्ने सुदन 2072 सालको भूकम्प पछाडि निरन्तर सामाजिक कार्यमा व्यस्त भए। कहिले भूकम्प पीडितलाई राहत वितरण गर्ने अनि कहिले कोविड क्राइसिसको बेला अक्सिजन सिलिन्डर अनि भ्याक्सिन डेलिभर गर्ने। सुदन अग्रपन्थीमै रहेर मानवीय कार्यमा लडि नै रहे। सोही कार्यलाई निरन्तरता दिँदै सुदन र उनको हामी नेपाल टिम भाद्र 23 गतेको जेएनजी आन्दोलनमा भोलिन्टियरको रूपमा माइतीघर पुगेको थियो र यहीबाट सुदन गुरुङको जीवनले कहिले पनि नसोचेको मोड लिन पुग्यो। सामाजिक अभियन्ताबाट सुदन त्यसपछि प्रतिनिधि सभाको उम्मेद्वार नै बन्छन् र गोर्खा एकबाट भारी मतान्तरले विजय हुन्छन्। खासमा जेएनजी आन्दोलनपछि आन्दोलनको लिडरको भ्याकुम देखिएर आन्दोलनको अस्तित्व नै मेटाउन खोज्ने कार्य हुँदै गर्दा आन्दोलनको मर्मलाई जीवित राख्दै अन्तिमसम्म कहिले सेनापति त कहिले राष्ट्रपतिलाई निकास दिनका निम्ति दबाब दिइरहने सुदन नै थिए। अनि यता निर्वाचन अघिसम्मै रवि बालेन अनि कुलमानलाई जसरी पनि मिलाउनु पर्छ, नयाँ शक्तिहरू एक ठाउँ आउनुपर्छ भन्दै अन्तिमसम्म लागि पर्ने पनि सुदन नै थिए। यसरी कोही पनि भ्रष्टाचारीलाई छोड्दिन, गोली हान्ने जति कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन भन्ने सुदन गुरुङ अब छोड्ने कि नछोड्ने निर्णय गर्ने ठाउँमा आफै पुगेका छन् र यही कुराको दलको गृह मन्त्री भएको दिनबाट नै दिन पनि थालेका छन्। अब सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गतको 43 नम्बरको बुदामा उल्लेख भए अनुसार 2 चरणमा 48 सालदेखि अहिलेसम्म सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने कुरा सुदन गुरुङको लिडरसिपमा कसरी अगाडि बढ्छ त्यो हेर्नै पर्ने हुन्छ। अनि त्यसबाहेक पनि यो 100 कार्यसूचीमा परेका धेरै जसो काम चाहिँ गृह मन्त्रालय अन्तर्गत नै पर्ने भएकाले सायद यो 3 मिनटको उनको इन्ट्रोडक्सन भिडियो सुदनका निम्ति छोटो हुन सक्छ। त्यसैले हामी सुदन गुरुङको डिजेदेखि मन्त्रीसम्मको यात्रा र अब उनले गर्नै पर्ने कामहरू बारेमा एउटा अझै अर्को डिटेल भिडियो बनाउने नै छौ, प्रतीक्षा गर्नुहोला। सोभिता गौतम। बालन शाहको क्याबिनेटमा कानून, न्याय र संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेकी सोभिता गौतम अहिले मात्र 30 वर्ष पुगिन्।
17 जुन 1995 दोलखाको तामाकुसी गाउँपालिकामा जन्मिएकी सुविता पहाडको बिजुली नपुगेको ठाउँबाट आफ्नो यात्रा सुरु गर्दै आज कानूनको नीति नियम बनाउने

मन्त्रालय लिड गर्ने ठाउँमा पुगेकी छिन्। यो निर्वाचनमा भरतपुरकी पूर्व मेयर रेणु दाहाललाई चितवन तीनमा भारी मतले पराजित गर्दै सविताले आफ्नो दोस्रो संसदीय कार्यकाल शुरू गरेकी हुन्। 2079 को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 2 मात्र 27 वर्षको उमेरमा जितेर उनी प्रत्यक्ष निर्वाचनबाट जित्ने सबैभन्दा कम उमेरकी संघीय सांसद बनेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एकदमै प्रभावकारी सांसदको रूपमा छवि बनाएकी सुविधाले कन्स्टिट्युसनल काउन्सिल एक्ट, एन्टी करप्सन एक्ट, भूमि सुधारको विषय लगायत शिक्षा, स्वास्थ्य र नागरिक उद्योग क्षेत्रका अनेक मुद्दाहरू उठाएकी थिइन्। अनि यी सबै कुराहरूका बीचमा आफ्नो पढाइ पनि कन्टिन्यू गर्दै थिइन्। त्रिभुवन युनिभर्सिटीको नेसनल कलेजबाट BA LLB पूरा गरेकी सुविधा अहिले इन्टरनेसनल लमा LLM पर्स्यू गर्दै छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार नामको स्वास्थ्य सम्बन्धी कार्यक्रम 4 होस्ट गरेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एमपी हुँदा सुवेदाले आफ्नो छवि राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुर्याउन सफल भएकी थिइन्। 2023 ग्लोबल प्लेटफर्म वान यङ वर्ल्डबाट पोलिटिसियन अफ द इयरमा परेकी सुविधा 2025 इन्टर पार्लियामेन्ट्री युनियन IPU को 150 सभामा स्वास्थ्य समितिको सदस्यको रूपमा निर्वाचित पनि भएकी थिइन्। अब यो मन्त्री परिषदको पहिलो बैठकले पास गरेको 100 कार्यसूचीमा सुविधाको माता हातमा पर्ने थुप्रै जिम्मेवारीहरू छन्। सम्पत्ति छानबिन, भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना लगायत भ्रष्टाचार नियन्त्रणको कानूनी पक्षको सबै जिम्मा सुविधाकै माता हातमा पर्छन्। त्यस्तै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन कानूनी व्यवस्था, संघीय निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने, सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक 60 दिनभित्र तर्जुमा गर्ने अनि सार्वजनिक खरिद ऐन 30 दिनभित्र संशोधन गर्ने लगायतका कुराहरू कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत नै पर्छन्। अब यो सबै बीच कानून मन्त्रालयको पदभार ग्रहण गरेपछि सुविताले पछिल्लो समय बढ्दै गइरहेको बलात्कार अनि त्यसपछि हुने हत्या, यौन हिंसा र बच्चाहरूमाथि अपराध जस्ता गम्भीर मुद्दाहरू कानूनी दृष्टिकोणबाट कसरी समाधान गर्न सकिन्छ र अपराधीहरूलाई उचित सजाय अनि पीडितलाई चाहिने न्याय कसरी दिन सकिन्छ भन्ने कुरालाई आफूले प्राथमिकतामा राखेको कुरा सार्वजनिक गरेकी छिन्। अब दुलहाको पहाड़बाट नेपाल टेलिभिजन, नेसनल कलेजबाट सांसद र अहिले चितवनबाट सिंहदरबार, सुविधाको यो यात्रा अब परीक्षाको असली चरणमा प्रवेश गरेको छ। प्रतिभा रावल 32 प्रतिभा रावललाई बालेन सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय सुम्पिएको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका 6 ऐठपुरमा जन्मिएकी प्रतिभाले 5 कलिलो उमेरमै बुबालाई गुमाएपछि निकै दुःख, मेहनत र संघर्ष गरेर पढ्ने लेख्ने मौका पाएकी थिइन्। सोही मेहनतलाई यथावत राख्दै उनले साउथ एसियाकै प्रतिष्ठित एजियन कलेज अफ जर्नालिजमबाट पोस्ट ग्रेजुएट डिग्री पूरा गरिन्। राजनीतिमा होमिनु अघि प्रतिभा रावलको 1 लामो पहिचान जर्नालिजमसँग जोडिएको थियो। साउथ एसिया चेक, रिपब्लिका डेली र ग्यालेक्सी फोके टेलिभिजन जस्ता प्रतिष्ठित संचार माध्यममा उनले काम गरेकी छिन्। ग्यालेक्सी फोकेमा भने उनी रमेश प्रसाईले चलाउने गरेको सो लाल मोहरको प्रोड्युसर थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएबाट नै पार्टीमा सक्रिय प्रतिभाले पार्टी सभापति रवि लामिछाने योभन्दा अघिल्लो पटक होम मिनिस्टर भएको बेला उनको सचिवालयमा बसेर काम गरेकी थिइन्। रवि लामिछानेले उनलाई पर्दा पछिको योद्धा भनेर सम्बोधन नै गरेका थिए। अब अहिले तिनै योद्धा प्रतिभा रावलको काँधमा देशको समग्र निजामती कर्मचारीको व्यवस्थापन र संघीय, प्रदेशीय र स्थानीय गरी तिनै तहका सरकार बीचको समन्वयनको जिम्मेवारी छ। सामान्य प्रशासन मन्त्रालय भनेको सरकारी कर्मचारीको नियुक्ति, स्थानान्तरण र अनुशासनात्मक कारवाही सम्हाल्ने केन्द्रीय निकाय हो, अर्थात् पुरै ब्युरोक्रेसीको डिरेक्सन नै यही मन्त्रालयबाट निर्धारित हुन्छ। देशमा संघीय प्रणाली लागू भएको लगभग 1 बितिसक्यो, तर अझै पनि नागरिक केन्द्रित प्रशासन मजबुत नभएको बेलामा प्रतिभा रावलको नेतृत्वमाथि विभिन्न तहका सरकार बीचको समन्वय र सार्वजनिक सेवाको स्पष्ट फ्लो प्रदान गर्नुपर्ने च्यालेन्ज छ। अर्को भाषामा भन्ने हो भने बालेन नेतृत्वको सरकारमा ब्युरोक्रेसीले कस्तो पर्फर्म गर्छ, केही हदसम्म त्यो प्रतिभा रावलकै हातमा छ। सरकारको नयाँ कार्यसूची अनुसार बुदा नम्बर 12 प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने भनेर भनिएको छ, अर्थात् दलगत दबाव हटाउने, दलीय ट्रेड युनियनहरू खारेज गर्ने र अनुशासन उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने। अब यसको लागि कानूनी पक्ष, संघीय निजामती सेवा विधेयक कानून मन्त्रालयको तर्फबाट आए तापनि नेतृत्व भने प्रतिभा रावलले नै गर्नुपर्ने हुन्छ। त्यस्तै बुदा नम्बर 91 भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूको समस्या समाधान गर्न डिजिटल रेकर्ड तयार गर्ने नीति प्रस्ताव गरिएको छ। यस अन्तर्गत 60 दिनभित्र दर्ता संग्रह र प्रमाणीकरण गर्ने र लगभग 1000 दिनभित्र समग्र समस्या समाधान गर्ने टाइमलाइन छ। त्यस्तै बुदा नम्बर 99 100 दिनभित्र सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया शुरू गर्ने भनिएको छ। यस्ता सहकारीसँग सम्बन्धित विषयहरू

0: भने अब उनकै माथा हातमा छ। रावल पार्टीभित्र विनम्र तर तर्कपूर्ण भनेर चिनिन्छन्। आफ्नो पहिलो नै संसदीय यात्रामा मन्त्री पनि भनेकी छिन्। अब पार्टीभित्रको उनको यो छवि मन्त्री मण्डलमा पनि कायम हुन्छ कि हुँदैन, त्यो चाहिँ समयले नै बताउनेछ। आजभन्दा 3 महिना अगाडि पार्टी समायोजन सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोडिम वाग्लेलाई आगामी वर्षको बजेटले चाहिँ गर्नुहोस् डाक्टर साहब भनेका थिए।
1: र जुन उत्साहका साथ आज देशभर र विदेशमा उपस्थित रहेका नेपालीहरूले जुन अन्दाज राष्ट्रपाको यो विस्तारलाई लिएर जुन उत्साह देखाउनु भएको छ, यो उत्साहलाई हेरेर म यति चाहिँ भन्न सक्छु, डाक्टर सोनी मोहनले यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नु।
0: निर्वाचन अघि नै भनिएको यो कुरा नभन्दै सही साबित भयो र अर्थमन्त्रीमा दिनेश सोडिमाकलेको नियुक्ति पनि भयो। बालनको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा कसले कुन मन्त्रालय लिड गर्छ भन्ने बारे अन्यल भइरहँदा सायद अर्थ मन्त्रालय एकमात्र यस्तो मन्त्रालय थियो जसको अनुमान सबैले लगाइसकेका थिए। लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर्स र हार्वर्डबाट मास्टर्स अनि अस्ट्रेलियन युनिभर्सिटीबाट इकोनोमिक्समा पिएचडी गरेका सोडिमाकलेको अर्थतन्त्रमा चर्चा धेरै पहिलाबाट थियो। वासिङटन डिसीको वर्ल्ड ब्याङ्कमा सिनियर इकोनोमिस्ट रहेर डाक्टर वाग्लेसँग विश्वका 20 भन्दा धेरै देशको आर्थिक नीति बनाउने 15 वर्षको अनुभव छ। 2072 भूकम्पपछि डाक्टर वाग्लेले पीडीएनए यानि कि पोस्ट डिजास्टर निड्स एसेसमेन्टको को लिड गरे।
2: And the earthquake hit. Friends, did you remember the devastating earthquake? So that's when I was able to really test my own skills and networks and talent and what I could contribute to the country. And very proud of that time when we put together a post-disaster needs assessment in a record time, mobilizing like 200-300 all the donors, development partners, did a very credible assessment of loss and damage as a result of the earthquake. 9,000 lives had been lost, but in terms of property, businesses affected, we quantified a very credible estimation.
0: जसले गर्दा नेपाल पुनर्निर्माणको लागि लगभग 4 बिलियन US डलर विदेशबाट आएको थियो। राष्ट्रपतिका उपसभापति र हालका अर्थमन्त्री सोडी मागलेको राजनीतिक यात्रा 30 वर्षसम्म नेपाली कंग्रेससँग आबद्ध भएर शुरू भएको थियो, जस दौरान उनले नेपाली कंग्रेसको अर्थनीतिमा पनि मुख्य भूमिका खेलेका थिए। तर जब उनले कंग्रेसभित्रको भ्रष्टाचारमाथि खुलेर बोल्न थाले तब टप लिडरसिपलाई त्यो कुरा डाइजेस्ट गर्न गाह्रो भयो। अन्तत शेरबहादुर देउवा र आरजु राणाको पर्सनल ग्रिपका कारण सोडी मागले र नेपाली कंग्रेसको सम्बन्ध बिग्रियो।
2: So then I go back to Nepal, and this time I thought, okay, now I would take the plunge into politics. But the party that I was close to denied me a ticket because I'm fairly vocal against corruption issues and the top leadership, which is totally corrupt and inept. They didn't like it, right? Mm-hmm. And others, they could probably co-opt, mm-hmm. buy off, threaten. With me, with all these international experiences, they probably thought, no, this guy can't be team.
0: कंग्रेस अहिले दाई भाउजू साला भतिजाको असक्षम गिरोहमा परिणत हुने क्रममा छ भनेर पार्टी त्याग गरेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा भनेका थिए। अब नेपाली कंग्रेसबाट अलग्गिए भए पछाडि उनले रवि लामिछानेको राष्ट्रपा प्रवेश गर्छन्। राष्ट्रपाको तर्फबाट तनहुँ एकमा उपनिर्वाचनमा अघिल्लो चोटि 34,911 र यो पटक 38,040 मत ल्याएर आफूलाई बौद्धिक वर्ग र जनमानसको विश्वास दुवैमा फिट गराउन उनी सफल भएका छन्। दुईचोटि संसद प्रवेश गरिसकेका वाग्लेले आफ्नो पहिलो कार्यकालमा बजेटमा हुने पोलिसी करप्सन र सेटिङमाथि निर्मम भएर प्रश्न गरेका थिए।
3: गत वर्षको बजेट निर्माण प्रक्रियामा निश्चित स्वार्थ समूहहरूको डिजाइनमा करका दरहरूको अवैज्ञानिक हेरफेर गरी अभूतपूर्व नीतिगत कब्जा र भ्रष्टाचार गरिएको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा नै दिनु परेको थियो। यस वर्ष त्यस्तो नहोस्, त्यो कलङ्क नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको छ। अर्थ समितिको पहिलो बैठकमा नै अर्थमन्त्रीसँग पोलिसी करप्सन बारे सवाल जवाफ भएकै हो। बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्याए जस्तो गरेर बैठक बसेर नियमावलीहरू नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगो झैं सल्किएको छ।
0: अब उनले नै तिनै भ्रष्टाचार र सेटिङ मुक्त गराएर विकास उन्मुख बजेट ल्याउनु पर्ने देखिएको छ। त्यति मात्र होइन, सय बुधे शासकीय सुधार अन्तर्गत बुधा नम्बर 78 अर्थ मन्त्रालयले 10 वर्षभन्दा धेरै समयदेखि इनएक्टिभ रहेका ब्याङ्क अकाउन्टहरूको पहिचान गर्ने र ती अकाउन्टमा रहेका रकमको कानूनी हकदार नभेटेको खण्डमा 90 दिनभित्र त्यो पैसा सरकारी कोष यानि स्टेट ट्रेजरीमा ल्याई राष्ट्रिय हित र विकासमा प्रयोग गर्ने भनिएको छ। यो सँगसँगै निजी क्षेत्रको कन्फिडेन्स बनाउने र समग्र इकोनोमीलाई 5 वर्षभित्र $100 बिलियन पुर्याउने महत्वाकांक्षी योजनामा उनी कति अघि बढ्न सक्छन् त्यो चाहिँ समयले नै देखाउनेछ। विक्रम तिमिलसिन्हा संचार तथा प्रविधि मन्त्री भएका विक्रम तिमिलसिन्हाले नुवाकोटमा नेपाली कंग्रेसका पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलाई हराएर सबैको ध्यान तान्न सफल भएका थिए। पद ग्रहण गरिसके पछाडि संचार मन्त्रीको आवाजमा एक बेग्लै गम्भीरता थियो। उनले निर्मम भएर भने, मैले शपथका ती शब्दहरू मात्र उच्चारण गरेर आएको होइन, बल्कि आत्ममनन गरेको छु कि अब गलत गर्ने कुनै छुट छैन, नत्र ती अमर जीएनजी सहितहरूको शराब लाग्नेछ।
4: कागजमा लेखिएको शब्द पढिरहेको होइन, मेरो दिलभित्रबाट, मेरो मनभित्रबाट मैले कुनै पनि गलत गर्ने छुट छैन, कुनै गल्ती भयो भने ती शहीदहरूको शराब म माथि लाग्नेछ। मैले विषयमा एकदमै धेरै चिन्तित पनि छु र फोकस भएर काम पनि गर्नेछु।
0: विक्रम तिमिलसिन्हासँग 15 वर्षभन्दा धेरै मीडिया सेक्टरको अनुभव छ र लगभग 1 दशक अगाडि रेडियो सगरमाथामा प्रोड्युसर र प्रेजेन्टर भएर उनले काम गरेका थिए। नेपालमा मात्रै नभएर विक्रमले अस्ट्रेलियाको नेपाल एक्सप्रेसको एक्जिक्युटिभ एडिटर र साउथ एसिया .com जस्ता सिडनी बेस्ड मिडिया हाउसमा पनि एडिटर एडभाइजरको रूपमा पनि काम गरिसकेका छन्। संचार क्षेत्रको प्र्याक्टिकल अनुभव र ग्रिफिथ युनिभर्सिटी अफ अस्ट्रेलियाबाट जियो पोलिटिक्स र इन्टरनेसनल रिलेसनमा पीएचडी गरेका उनले गभर्नेन्स रिफर्म र क्लाइमेट पोलिसी जस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रेजेन्टेसन र रिसर्च पनि गरिसकेका छन्। संचार क्षेत्रको ग्राउन्ड रियालिटी र इन्टरनेसनल ट्रेन्ड बुझेका कारणले विक्रम इज अ गुड पिक फर कम्युनिकेसन मिनिस्टर भन्न सकिन्छ। एउटा रमाइलो संयोग चाहिँ के छ भने, बालनसाको क्याबिनेटमा शिक्षक र विद्यार्थी दुवैजना एउटै मन्त्रीमण्डलमा छन्। संचार मन्त्री विक्रम तिमिलसिन्हाले ट्युको ह्युमेनिटिज फ्याकल्टीमा मास्टर्स लेभललाई पब्लिक पोलिसी र एन्टी करप्सन पढाउँथे र शिक्षा मन्त्री सस्मित पोखरेल उनको त्यो क्लासको विद्यार्थी थिए। जो पहिले क्लासरूममा गुरु शिक्षक थिए, आज उनीहरू नै क्याबिनेटको कुर्सीमा सँगै बसेर देशको नीति बनाउने कार्यमा लागि परेका छन्। नुवाकोटको एक साधारण कृषक परिवारमा जन्मेका विक्रम लगभग 2 वर्ष अघि राष्ट्रवादबाट एक्टिभ पोलिटिक्समा उमिएका हुन्। अब सरकारले 100 दिनभित्र नेसनल इन्टिग्रेटेड डिजिटल गभर्नेन्स प्लेटफर्म स्थापना गर्दै एउटा ठूलो डिजिटल परिवर्तनको घोषणा गरेको छ। यसको मुख्य मन्त्र हो वान्स अन्ली डेटा प्रिन्सिपल। अब हामीले नागरिकता नम्बर जस्ता आफ्ना विवरण एकपटक सरकारी सिस्टममा समावेश गरे पछाडि अरू सबै सरकारी सेवाको लागि त्यो अटोफिल हुन्छ, जसले धेरै पटक दोहोरिने कामलाई हटाउन सक्छ र सबै सरकारी सेवालाई एउटै सिङ्गल डिजिटल विन्डोबाट झन्झटमुक्त र सहज बनाउँछ। सजिलो भाषामा भन्ने हो भने, यदि यो प्रभावकारी रूपमा लागू भयो भने सरकारी ढोका ढोका धाइरहने र झोलाभरि कागजको भारी बोक्ने दिन सकिन्छ र देशले डिजिटल युगमा ठूलो फड्को मार्छ। इडियन इन्स्टिट्युट फर एडभान्स रिसर्चका चेयरम्यान रहिसकेका तिमिलसिन्हा आज देशको संचार नीति बदल्ने कुर्सीमा बसेका छन्। के अब डाक्टर तिमिलसिन्हाले आफ्नो शैक्षिक क्षमता र लामो मिडिया अनुभवलाई रिजल्टमा बदल्न सक्लान्? नेपालको संचार मन्त्रालयमा उनको यो नयाँ युग कस्तो हुन्छ, त्यो चाहिँ हामी सबैको पर्खाइको विषय हो। यसरी हेर्दा धेरै पछि एउटा आशलाग्दो मन्त्रीमण्डल देखिन्छ र सरकारको सय बुधे कार्यसूची हेर्ने हो भने यसले अझ धेरै आश बढाइदिन्छ। वर्षौंदेखि प्रणालीमाथि प्रश्न उठाउँदै, ढिला सुस्तीको आलोचना गर्दै र जवाफदेताको माग गर्दै आएका हामीलाई यो नयाँ सय बुधे कार्यसूचीले साँच्चै नै एउटा नयाँ फरक संकेत दिएको छ। यस्ता दस्तावेजहरूले सरकारको इन्टेन्सन देखाउँछ र मैले फेसबुकमै लेखेको कुरा यहाँ पनि दोहोऱ्याउँछु। कसियसली अप्टिमिस्टिक, वाचिङ क्लोजली, होपिङ दिस टाइम इट्स डिफरेन्ट, यानि कि सावधानीपूर्वक आशावादी, आशा छ यो पटक फरक होस्। अब यो कार्यसूचीका अधिकांश डेडलाइन 3 महिनादेखि 100 दिनका छन्, त्यसैले अब सरकारको 100 दिन बितेपछि हामी फेरि कार्यसूचीबाट के काम भए भएनन् त्यसको बारेमा भिडियो बनाउने नै छौँ। त्यसका निम्ति सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, थ्याङ्क यू फर वाचिङ।

तेत्तीस सालतिरका स्यामसुए तस्विरहरूमा हेटौडा भर्खर भर्खर बामे सर्दै गरेको बजार थियो। काठका झुपडीहरू, दुई चार पक्की घरहरू, काठमाडौँ र नारायणघाट चल्ने बस र ट्रकहरू, कर्रा पारेको विशाल खाली मैदानमा औद्योगिक क्षेत्र खुलिसकेको थियो। यही भित्र चिनिया सहयोगमा खुल्ने भयो एउटा भव्य उद्योग, हेटौडा कपडा उद्योग।

राजमार्ग र औद्योगिक क्षेत्रको जंक्सन बनिसकेको हेटौँडामा कपड़ा उद्योगले गुलजार थप्ने भयो। पहाड़का मान्छेहरू बसाई आउन थाले। जागिर र तलबले सपनाहरू रंगीन बनाउन थाले। कुनै समय 1200 जनालाई रोजगारी दिएको हेटौँडा कपड़ा उद्योग अन्तत 2064 सालमा बन्द भयो। एउटा वैभवको अवसान भयो। चिनिया टोलीसँगै 33 सालमा उद्योगको जग खन्ने सयौं हात मध्ये एक जोडी हात प्रकाश पौडेलका पनि थिए। त्यसपछिका 23 वर्ष यसै उद्योगमा मजदूर भएर बिताएका पौडेलसँग आज हामी उही हेटौँडा कपड़ा उद्योग घुम्नेछौ। अहिले स्यामसोय तस्विरले भएको कपड़ा उद्योगका भत्केका भित्ता र खिया लागेका मेसिन सुन सुनाउनेछौ र पुर्याउनेछौ तपाईँलाई ती दिनहरूमा जहाँ ढकमक्क गुलमोहर फुलेका हुन्थे र माहुरी जस्ता मजदूरहरू सपना जस्ता कपड़ा बुनी बस्थे।

0: 1200 मान्छे त यो उद्योगबाट मात्रै, अनि अरू उद्योगहरू 32 उद्योग त्यो बेला 36-37 सालमा चालु थियो। चालु भएको उद्योगबाट मान्छे निस्किँदा एकपल्ट त एकदमै रमाइलो हुन्थ्यो, अनि फेरि रङ्गी बिरङ्गी त्यो ड्रेसहरू लगाएर, अब छुट्टा छुट्टै उद्योगको छुट्टा छुट्टै ड्रेस हुन्थ्यो नि, कुन उद्योगबाट को निस्क्यो भन्ने कुरा पनि हुन्थ्यो। अनि मे दिवस मनाइन्थ्यो, मे दिवस मनाउने बेलामा तपाईँको यति रमाइलो हुन्थ्यो कि त्यो रङ्गी चङ्गी पुरै जुलुसै ड्रेसै ड्रेसले।
1: कपडा उद्योगको चाहिँ कस्तो ड्रेस थियो?
0: निलो किसिमको पोइन्ट सर्ट पोइन्ट थियो छोरा मान्छेहरूको लागि, छोरी मान्छेहरूको लागि चाहिँ पहेँलो बेसमा निलो पारी भएको। यो अहिले हामी छोडेर आयौँ नि, यो चाहिँ वर्कसप हो। यो यहाँदेखि त्यहाँसम्मको पार्टमा चाहिँ जति पनि भित्र सामग्रीहरू बिग्रिन्थ्यो त्यो बिग्रेको सामानहरूलाई चाहिँ जोड्ने, मर्मत गर्ने, फेरि लगाउने त्यो वर्कसप भयो। यो चाहिँ कपास गोदाम, नेपालगञ्जदेखि लिएर नेपालको पश्चिम बेल्टमा थुप्रै कपास खेती हुने र कपास विकास समिति समेत बनेर यति धेरै कपास उत्पादन हुन्थ्यो कि एकपल्ट त पाकिस्तानबाट कपास ल्याउनु नपर्ने स्थिति
1: बनिसक्यो।
0: पाकिस्तानबाट आउँथ्यो, यहाँ चाहिँ कि पाकिस्तानको कपास कि हाम्रो नेपालकै कपास। त्यो हाम्रो पुरानो
1: गाडीहरू
0: ल्याउने लाने, चारवटा बसले पनि पुग्दैन थियो, धेरैलाई क्वार्टर पनि दिएको थियो, क्वार्टर नपुग्ने जो घरमा बस्नुहुन्थ्यो उहाँहरूको लागि बस। हामीले नि मागेर, जस्तो त्यो बेला फ्याक्ट्री चल्यो, चल्ने बेलामा यहाँबाट 10 किलोमिटर टाढाबाट हिँडेर आउनुहुन्थ्यो, 8 बजे यहाँ ड्युटी आइपुग्नुहुन्थ्यो, 10 किलोमिटर टाढाबाट ड्युटी छुटेपछि पनि 10 किलोमिटरसम्म हिँडेर जानुहुन्थ्यो। त्यसरी पनि धेरै दुःखले काम पनि गर्नुभयो धेरै मान्छेहरूले, तर उहाँहरू जतिले गर्नुभयो उहाँहरूको जीवन राम्रो बन्यो, किनभने यही उद्योगले गर्दा बन्यो।
1: कस्तो लाग्छ तपाईँ यहाँ आउनुहुन्छ कहिले कहिले?
0: किन नआउनु? यो हामीले जमिन पनि, यो जमिन बनाउने, खानु बनाउनेदेखि लिएर यसरी सुरु गरेको। हामी आउने बेला यो खाली जमिन थियो।
1: ए, तपाईँ कति सालमा आउनुभएको थियो?
0: म 32 सालको अन्त्यतिर, 33 सालको सुरुमै हो। चाइनिजहरू आउनुभएको थियो, उहाँहरूसँगै हामीले सिकेको सबै कामहरू, जति पनि यहाँ नेपालीहरू थियो विदेशी कामदार एउटा पनि थिएन। चाइनिजहरूले भारतीय कामदारहरूलाई राख्न रुचाउँदैन थियो। 1100-1200 जुन कामदार यहाँ थिए, कर्मचारी थिए, उहाँहरू चाहिँ सबैजना नेपाली नै हुनुहुन्थ्यो।
1: के भाषा बोल्नुहुन्थ्यो सिकाउने बेलामा?
0: सुरु सुरुमा त अलिक गाह्रो, पछि भएपछि हाम्रो पनि कुरा उहाँहरूले बुझ्नुभयो 4-6 महिनापछि, अनि हामीलाई पनि धेरै कुरा उहाँहरूको आउने भयो। जस्तो जाने आउने, गर नगर, होइन, आइज ढिलो चाँडो, होइन, उठा तल राख, होइन, कस खोल, जे भन्ने हो नि, राम्रो हो नराम्रो हो सबै कुरा। बसहरू उद्योगहरू रस्ट भएको देख्दा यहाँको सबै कर्मचारीहरूले असाध्यै पिर मान्नुहुन्छ, रुनुहुन्छ, यस्तो भयो। उहाँहरूको मन के छ भने, बरु हामीले केही समय काम गरेर यो फ्याक्ट्री चाहिँ कसैलाई सकुशल जिम्मा दिन पाए हुन्थ्यो भने।

0: मृत्युको निम्ति यति मजाक गरिराख्नु भएको छ सबैजनाले नि, या त यो उद्योग पब्लिक कसैलाई चलाउन दिए पनि हुन्थ्यो, मिलिट्री पुलिस या कुनै सरकारी निकायलाई चलाउन दिए पनि हुन्थ्यो, जसलाई दिए पनि यो ठाउँमा उद्योगबाट त 2-4 लाख मासिक आउँदो होला, 200-300 मान्छेले रोजगारी पाउँदा होला, त्यसो गर्न पनि त सकिन्थ्यो नि। आउनुहुन्छ, हेर्नुहुन्छ, मन्त्री, प्रधानमन्त्री, नेता, अध्यक्ष सबै जो जो आउनुहुन्छ, तर हेर्नुहुन्छ, जानुहुन्छ, गर्छौँ भन्नुहुन्छ, तर फर्केर आउनुहुन्न। यति बेर जाडो महिनामा ठिक अहिले 10 बज्यो, खाना खाने बेलामा यो पुरै चौरभरि
1: मान्छेहरू
0: यो बाटोमा यहाँ सबैले टिफिनमा खाना लिएर आउनुहुन्थ्यो, कतिले हातमा लिएर आउनुहुन्थ्यो टाढाकोले, नजिकैको मान्छेहरूको चाहिँ घरबाट यहाँ ल्याइदिनुहुन्थ्यो, गेटमा ल्याइदिने, गेटबाट लिएर आउने।
1: हेटौँडै अर्कै थियो होला त्यसो भए त यो चल्ने बेलामा।
0: हाम्रो चाहिँ 30-31 गते जुन तलब रिलिज हुन्थ्यो नि, 1100-1200 मान्छेलाई तलब 2-3 दिन जति गएर तलब रिलिज हुने बित्तिकै के हुन्थ्यो, हेटौँडा त रनक्क तात थियो, यहाँदेखि रक्सोलसम्मको बजारमा पुरै पैसा फ्लो हुने, महिनाभरि उधारो दिने, खाने सबै कुराको छिनोफानो त त्यही दिन हुने पनि, माघी आए जस्तो। अझ दसैँ आयो भने त अर्कै रमाइलो, दसैँमा चाहिँ कस्तो नि, कपडा यहाँबाट 30 मिटर एकजनाकोलाई दिने गरेका थियो होइन, त्यो कपडाको हर व्यक्तिले कपडाको पोको चाहिँ बोकेर हिँडे पछि त त्यो छुट्टै रहेछ।
1: बजारमा पनि त सबैले त्यही कपडा लाउने होला नि, छोराछोरीदेखि परिवारसम्म सबैले
0: लाउने। स्कुल पछाडिपट्टि थियो, क्वार्टर पछाडिपट्टि थियो, थियो हेटेक्स इङ्ग्लिस स्कुल भन्ने, हाम्रो बच्चाहरू यहीँ पढेको, मेरो 2 बच्चा यहीँ पढेको, स्कुल भग्नावशेष छ।

0: यसको प्रारम्भ चाहिँ यहीँबाटै हुने हो यो. हामीसँग लाइट केही छ? यो ठाउँमा चाहिँ कवास जुन बाहिरबाट आउँछ नि, त्यो कवास यो ठाउँमा आउने. त्यो गोदाम भयो, गोदामबाट गुडाएर यहाँ ल्याइसकेपछि यहाँ यो कवासलाई खोल्ने, मिलाउने यहाँ गरिसकेपछि यहाँबाट अब कवास अगाडि बढ्दै जान्छ.
1: यहाँ मुनिबाट जान्छ?
0: हजुर, अन्त यहाँबाट हालेपछि यहाँबाट कवास यता जान्छ. यो
1: अझै छन् कपासहरू त यहाँ, यही कपास छैन?
0: हजुर, यो चाहिँ बिग्रेको कपास, एक राउन्ड छानिएर रहेको, यसलाई चाहिँ फेरि फिल्टरमा लैजाने हो. यो
1: यो गर्दा गर्दै यतिकै छोडेको जस्तो,
0: गर्दा गर्दै छोडेको, यो त काम हुँदा हुँदै छोडेको. यो यो पनि त्यही कपासलाई फिट्ने, यो मेसिनले यो भित्र लगेर कपासलाई फिटेर गयो भने त्यसको गेडाहरूलाई निकालिदिने हो. यो सबै धुलो धुलो फोहोर जति यतापट्टि निस्किने, अनि राम्रो कपास जति कपास छानिएर अनि माथिबाटै जाने.
1: अनि यो त पुरै कपासै कपास उडेको हुन्थ्यो होला यो ठाउँमा त?
0: बाहिर उड्दैन, बाहिर त एयर कन्डिसन हुन्छ, ऊ यो जुन हावाहरू माथिबाट आइराखेको हुन्छ होइन, बाहिर त त्यस्तो केही डिस्टर्बै हुँदैन.
1: कपासको धुलो
0: केही मेसिन चल्या हुन्छ, धुलो एकदम कन्ट्रोल हुन्छ, थोरै हुन्छ, मास्क लाएरै गर्नुपर्छ. गर्नु त अब मुख्य प्लान्ट चाहिँ यहाँबाट सुरु हुन्छ. कपासको रोल उताबाट आएपछि यसमा यो चाहिँ रोललाई कन्ट्रोल गर्ने यो पिन हो, यसमाथि रोल बस्या हुन्छ, त्यसैमा आधार बनेर, अनि यहाँबाट चाहिँ भित्रभित्र रिफाइनिङ हुँदै जान्छ. यो कपासको सुरुवात, यो जस्तो एउटा दुईवटा तिन चारवटा मेसिन भयो, योबाट चाहिँ कपास छानिँदै छानिँदै छानिँदै ठिक पल्लो छेउमा पुग्दा एकदम सफा कपास हुन्छ. यो मेसिनहरू अहिले हेऱ्यो भने सबै मेसिनहरू राम्रो छ. यो चाहिँ अलिक बढी हावा लाग्ने ठाउँ भएको भएर अलिअलि समस्या भएको छ, तर भित्र जुन ठाउँमा हावा लाग्दैन त्यो ठाउँमा यो मेसिन पनि केही पनि भएको छैन. अन्त बेल पनि जस्तो छ, यो पनि जस्तो छ. यो चाइनिजले यो प्रविधि, धेरै प्रविधि खेलाउनु नपर्ने मेसिन चाहिँ यहाँ ल्याइदिएको. यो सेमी अटो भन्दा यो फुल्ली अटो पनि होइन, सेमी अटो मेसिन हो यो. यो चारैवटा मेसिनले एउटै काम गर्दै गर्दै अगाडि बढ्ने, यो सफा हुँदै हुँदै हुँदै कपास सफा हुने र गेडा छान्ने काम गर्छ.
1: यत्रो यत्रो मेसिन देख्दा त सुरु सुरुमा तपाईँलाई पनि अचम्म लाग्यो होला है?
0: होइन, हामीलाई अचम्म किन लागेन भने हामी आउँदा मेसिन आएको थिएन, बाक्समा यत्रो यत्रो टुक्रा आएको थियो, कुनै ठुलो टुक्रा कुनै सानो टुक्रा. अनि हामी नेपाली कामदारहरू सबैजनालाई त्यो अचम्म मान्ने कुरा चाहिँ केही हुँदै भएन, किनभने यो हामीले जगदेखि

0: बनाउँदै बनाउँदै गएर बनिसकेपछि वाह कति राम्रो चिज बन्यो भन्ने मात्रै हो। त्यसरी काम गर्ने औजारहरू यो यसलाई कस्ने, खोल्ने, ठोक्ने, पिट्ने सबै चिजहरू यसैमा राख्ने। यो सबै यो बेल्टहरू जस्तो कुनै बेल्ट खिइन्छ के हुन्छ चेन्ज गरेको छ, कुनै नयाँ छ चेन्ज गर्न ल्यायो होला, अब जुन अवस्था छ त्यही अवस्थाबाट छोडेर हिँड्नु पऱ्यो नि फ्याक्ट्री त। यो हेऱ्यो भने कुनै चिज पनि बिग्रेको छैन यसमा, मेसिनमा जस्तो छ त्यस्तै छ, बेल्ट जस्तो छ त्यस्तै छ, यो छिटो बिग्रिने चिजै होइन। यो गियरहरू यो अबको 200 वर्ष चलाए पनि के हुने छ र यो चाहिँ मोटर जस्ता जस्तो छ। यो मान्छेहरूले हेर्न आउनुहुन्छ अनि यो खोलेर त्यत्तिकै छोडिदिने कि यो चाहिँ यो सबै कभरिङ भएर बस्यो भने बिग्रिँदैन। अनि यो चाहिँ यसरी फिल्टर हुँदै हुँदै आएपछि यहाँ आएर पुरा दाई गरेर यसलाई चाहिँ कबासलाई अझ यसले चाहिँ सक गरेर तान्ने, यहाँबाट यहाँबाट तानेको कबास त्यहाँ गएर रोलर हुने हो, यही पाइपबाट जाने हो। यो पाइपबाट गएर यो मेसिनमा काम हुन्छ, त्यसबाट अर्कोमा हुन्छ, अर्कोमा हुन्छ, गर्दै अगाडि पुग्दा चाहिँ गुन्द्री जस्तो बन्छ र अनि त्यो सुइरो त्यहाँ राखिदियो रोलर भएर जान्छ। अनि यसको धुलोहरू चाहिँ सबै बटुलिएर उतापट्टि बाहिर अर्को यहाँबाट उतापट्टि जान्छ, यहाँ बस्दैन, यहाँ केही पनि धुलो देखिँदैन। यो वरिपरि यो लिगमा यो आफै रोटर भएर घुमेर तान उताबाट कबास आयो, यहाँबाट गयो, यहाँबाट तानेर लिएर गयो अनि त्यहाँ रोलर भयो। त्यो रोलर भएको चाहिँ अब हाम्रो अर्को शाखामा जान्छ। अनि यो भित्र चाहिँ त्यो छान्ने जालीहरू फिल्टरहरू थुप्रै फिल्टरहरूको बिचमा गएर धुलो बाहिर उड्न नदिएर अनि भित्रै कन्ट्रोल गरेर अनि त्यो धुलोलाई चाहिँ अन्डरग्राउन्ड लगेर अनि पछि उठाएर बाहिर लगेर फाल्ने, त्यो चाहिँ मोलको रूपमा युज हुने रहेछ। यो चाहिँ कुनै घटनाहरू केही भयो भने मेसिन बन्द गर्नु पर्यो भने यो घन्टी चाहिँ बजाउने हो, इमर्जेन्सीमा बज्ने। अनि मेसिनमा कुनै ट्रबल आयो भने जस्तो अपरेटर यहाँ बसिराखेको छ होइन, वा अपरेटर कहीँ काम गर्दैछ तर यो मेसिनमा केही अड्कियो भने त्यो घन्टी बजिहाल्छ क्या, कुनै समस्या पऱ्यो भने घन्टी बजिहाल्छ। ल यो कबासबाट राम्रो कबास बनाएर निकालेर यो ठाउँमा रोलर राख्ने अनि यस्तो गाडामा हालेर त्यसलाई चाहिँ अब यता लिएर आउने हो।
1: यो रहेछ कि क्या हो राम्रो कपास
0: हो? नम्बर वान कपासै हो यो, अहिले पनि राम्रै छ, अहिले पनि रेसा दिइराखेको छ। अब यसले कपासको काम सकेपछि अब यसले धागो निकाल्ने मेसिन चाहिँ यहाँ आउँदैछ। त्यो डन्डी ल्याएर यसो ठ्याक्कै यसमा राखिदिएपछि त्यसमा त्यो रोलरमा बेरिएको हुन्छ, कपासै हुन्छ। अनि यो यहाँबाट फेरि भित्र जान्छ, यहाँबाट भित्र गएर यो पनि अनि भित्रभित्रै आएर यसले चाहिँ बेरेर मोटो धागो बनाइदिन्छ यो। अनि जति यो बन्दै जान्छ, यो भरिँदै जाँदा, यो तल जाँदै जाँदै गरेर यसमा भरि हुन्छ यो। अनि यो ड्रम उठाएर लग्ने हो, यो सबै मेसिनको काम त्यही नै हो, एउटै यसले जे काम गर्यो त्यही हो। भरिएको ड्रम आउने चाहिँ यसमा फेरि अब अनि यो ल्याएर लाइनमा राख्यो, 1, 2, 3, 4 यता भयो, 4 उता भयो। अब यहाँबाट फेरि धागो आउँछ र यहाँ फेरि यो सानो खाले ड्रम, त्यो यति मोटो धागो देखिन्छ त्यहाँ, त्यही धागो अनि यहाँ बन्दै बन्दै यहाँबाट आएर अब पहिले मान्द्रो जस्तो आयो, त्यसपछि मोटो धागो जस्तो आयो, अनि यसमा अलिक मसिनो धागो आयो। अनि यो धागो चाहिँ फेरि यो सानो ड्रमबाट अझ मसिनो धागो, यसको बबिनहरू यहाँनिर छ, अहिले त बबिनहरू पनि पुरै रस्ट भएर हराइसकेको छ, यही यही यो बबिनहरू हो। त्यसबाट चाहिँ त्यो ड्रमबाट आएको धागो अलिक ठुलो बबिनमा, यो बबिनमा बेरिएको हुन्छ र यो बबिनबाट अनि अझ मसिनो धागो यसैले बनाइदिने हो। यो मेसिन चाहिँ कस्तो भने, यो जहाँ बसेर चलायो भने पुरै मेसिन चल्छ, जहाँ बसेर बन्द गऱ्यो भने पुरै मेसिन बन्द हुन्छ, एउटै अपरेटरले पुरै भ्याउनुहुन्छ। यो मेसिनले बनाएको पहिलो धागो, यो धागोको रूप आयो नि,
1: अब बलियो हुन बाँकी छ।
0: हजुर,
1: कति वर्ष अगाडिको होला यो?
0: 17-18 वर्षै भइसक्यो, 18 वर्ष भयो, 18 वर्ष पुरानो धागो यो, पुरा रेसामै छ, बिग्रिसकेको छ। अब ठ्याक्क त्यो ल्याएर यहाँ राखेपछि यसबाट आएर अनि यो चाहिँ बबिनमा, सानो बबिनमा बनाउने, यो चाहिँ प्योर धागो बन्यो। यति भएपछि स्पेनिङ हो यो,
1: कस्तो माया लाग्दो रहेछ भाइ।
0: यो अब यो हाम्रो

0: यो भइसक्यो, यो ठिक्कै यहाँबाट यसबाट चाहिँ यो भित्रभित्रैबाट यो धागो बुनेर बाँधेर अब यो चाहिँ यो धागो भइसक्यो। यो ख्याले बोबिन समातेको छ यो,
1: बुन्ने धागो त यही त हो,
0: यो बुन्ने धागो यही भयो। यो अलि रस्नी भइसकेको छ, यहाँ काम गर्ने अपरेटरहरूले यो सँगसँगै बोकेर हिँड्ने, निकाल्ने, यसमा राख्दै राख्दै राख्दै जाने, अनि यो निकाल्ने, खन्याउने, फेरि यसलाई राख्ने, चलाउने, हिँड्ने। यति ठुलो, यति भव्य छ यो, यो पुरै यहाँदेखि त्यहाँसम्म एकपल्ट ऊ त्यहाँ सेन्टरमा गएर हामी पल्लो छेउसम्म पुगौँ। यो 35 यो 36 मेसिन यो भए कति धेरै राष्ट्रिय सम्पत्ति यति धेरै लापरवाही गरेर रस्ट भइरहेको। यो जतिवटा 36 72 जति मेसिन छ नि एउटै छ क्या, जस्तो यो एउटा एउटा मात्रै भए पनि पुग्ने हुन्छ। यो एउटा मान्छेले मानिनु एउटा परिवारले गुजारा चलाउनु पर्यो, उसलाई धागो निकाल्नु छ, धागो बेचेर चलाउँछ, जस्तो यो एउटा मात्रै स्पेनिङ किन्यो भने पनि उसको गुजारा चल्ने। भक्तपुरमा एउटा घरमा 2-4-5 त्यो बुनाई मेसिनहरू छ, अनि यो परवानीपुरमा यस्तो स्पेनिङ मिलहरू छ धागो मात्रै उत्पादन गर्ने। त यही धागो मात्रै उत्पादन गर्न यो मेसिन हामीलाई चाहिँदैन भने सरकारले नि यो मेसिन बेचिदियो भने पनि त हुन्छ नि त, गर्नलाई दियो भने यिनीहरूले गरेर त खान्थ्यो नि। बिना काममा रस्ट पाएर जानुभन्दा कि चलाउन कसैलाई दिनु। यो चाहिँ सबै यसलाई चलाउने हेर्नुहोस् त, जस्ता तस्तो छ यो गिएर, यो के हुन्छ र के भएको छ तपाईँहरू आफै हेर्नुहोस् त, के चाहिँ नचल्ने छ त। यो कुनै गाडीको A1 गियरभन्दा कम त कुनै पनि छैन नि त। बाहिर देखेको सामान केही बिग्रिया छ, तर भित्री सामानहरू हेऱ्यो भने जस्ताको तस्तो छ।
1: अहिले पनि चल्छ कि भन्ने लागेको छ हजुरलाई?
0: चल्छ नि कि भन्ने नि छैन नि। यो त यो हाम्रै अहिले साथीहरू 10 मेकानिकहरूलाई 1 महिना यहाँ छोडिदिनुहोस्, कतिवटा मेसिन आरामले चलिरहेको हुन्छ। यो सकिएपछि यसको 2 हुन्छ, एउटा धागो भएर जाने पार्ट, एउटा डाइरेक्ट धागो जाने पार्ट। हामी यो ढोकाबाट छिरौँ,

0: यसमा त्यहाँ बन्यो
1: यो
0: हामीले हेर्यौँ. यसमा बेरिएको धागोलाई अब ठुलो भविनमा लामो धागो बनाउनु पर्यो. गाँस्दै बेर्दै गाँस्दै बेर्दै यसमा रहेछ अलि ठुलो. यहाँ बेर्दै बेर्दै यो चाहिँ यो फुल भयो. अझ योभन्दा पनि ठुलो हुन्छ, योभन्दा ठुलो हुन्छ यो. मानिलिउँ यो 100 मिटर थियो भने यो त 1000 मिटर भयो नि. हो, 1000 मिटरको एउटै धागो भएपछि यो सबै 1, 2, 3, 4, 5 मेसिनको काम भनेको सानो बबिनबाट ठुलो बबिनमा छोटो धागोबाट लामो धागो बनाउने ड्युटी.
1: यति यति धागो त बाँकी रहेछ नि त.
0: छ,
1: बन्दा बन्दै छोडेको है.
0: जस्तो थियो त्यही हालतमा छुट्यो. र यो बबिनमा बेरेको धागो चाहिँ फेरि यसमा जान्छ. यो अब यो कपडा बुन्न त लामो तान लगाउनु पर्यो नि. हो, त्यो लामो तान लगाउनको निम्ति त्यो जुन ठुलो बबिन छ, ठुलो बबिन यहाँ यसरी राखेर यहाँबाट चाहिँ धागो यो यसमा राखेर प्रत्येक एउटाबाट एउटा धागो तान्दै आउँदा यो धागो चाहिँ हाम्रो यो दाँत जस्तो देख्नु भएको छ नि. यो दाँत जस्तो प्रत्येक एउटाबाट एउटा धागो आउँछ र यो एउटा धागो यहाँ बिचमा चाहिँ केही पनि हुँदैन. त्यो एउटा धागो यसरी यहाँ धागो मात्रै, धागै धागो. यहाँ एकपल्ट आउनु त यहाँ प्रत्येक एउटा दाँतीमा एउटा धागो बस्छ यहाँ. अनि यहाँ रोलर हुन्छ, अनि यो रोलरमा बेलियो. त्यहाँ हाम्रो 100 मिटर भएको 1000 मिटर भयो, 1000 मिटर भएको यहाँ आउँदा 4000 मिटर भयो धागो अनुमानित भनौँ न त्यसलाई. त्यति मिटर त धेरै लामो धागो भयो. यसमा धागो एक खाले यो बबिन सिधै त्यो स्पिनिङबाट बुनाइ विभागमा जान्छ, एक खाले बबिनहरू यो प्रक्रियाबाट यहाँ आइपुग्यो. यो तानाको लागि त्यो बानाको लागि गयो. जस्तो
1: ताना र बाना भने के हो त?
0: ताना भनेको, ताना भनेको यस्तो यस्तो सिधा बसेको धागो. बाना भनेको चाहिँ त्यो बुनेर जाने धागो के. ताना बाना बुनेको भन्छ नि. ताना बाना भनेको, ताना भनेको तान लगाएको भयो. हाम्रो गाउँघरतिर गुन्द्री बन्ने तान लागेको भन्दै, तान लागेको त्यो भयो. पराल हालेको धागो चाहिँ उताबाट सिधै जान्छ त्यो बाना. हेर्नुहोस् त कति राम्रो, कति मजबुत धागो चाहिँ तपाईँको यहाँ यो सबै. यो फेरि यति गरम छ, यो कसरी लाने होला, के गरिहाल्ने होला भन्ने लाग्छ होला है तपाईँहरूलाई. यता माथि हेर्नुहोस् त, यसमा यो मेसिन छ. उता लानु छ भने यो यतापट्टि लग्यो होइन, यता लानु छ भने यसलाई यतापट्टि ल्याउने. त्यसैबाट सर लिएर जाने हो.
1: केबल कार जस्तो
0: हो. तानाको लागि तयार भयो यो. यसको प्रोसेस यसमा आउँछ. अब
1: बुनाइको मेसिन हो कि क्या हो यहाँ?
0: बुनाइ होइन, बुनाइमा अझै पुगेको छैन. यसलाई साइजिङ भन्छ. ठुलो रोलरमा बेरेको धागो यहाँ आइपुग्छ र जस्तो यहाँ बस्यो. यहाँ बसेपछि त्यो धागो खोलेर अगाडिपट्टि आउँछ र यो धागो सिँगै यो भित्र छिरेर जान्छ. यो भित्र यो ठाउँमा माड पाकिराखेको हुन्छ. यो खाल्टो छैन, खाल्टोमा चाहिँ माड पाकिराखेको हुन्छ.
1: यो
0: माड लगाउने ठाउँ यो. यो भन्दा तलको यो चाहिँ यो रोलर सट्टै तल जान्छ. तल जान्छ र त्यो धागोलाई तल माडमा डुबाएर जस्तो कपडा बुन्दाखेरि पनि धागो चाहिँ नसुल के अरे नखियोस् भनेर माड लगाएको हुन्छ. माड भएको कपडा भन्छ नि, माड भनेको यही होला. पहिले यहाँ लगाउने, लगाएर कपडा बुन्ने, बुनेपछि फेरि धुने प्रविधिले धोइदिने हो. यो पनि त्यही हो, यो पनि त्यही हो. एउटै मेसिन हो यो दुइटै.
1: माड लगाउने यो यो एरिया त्यसमा एकदम तातो हुने एरिया.
0: यहाँ तातो त्यति फिल्किन हुँदैन भने ह्युमिडिटी मिलाएरै बसेको हुन्छ तापक्रम चाहिँ. जस्तो यो काम गर्ने पार्टमा चाहिँ एकदम चिसो आउनको लागि त्यहाँबाट यहाँबाट पुरै हावा आइरहेको हुन्छ. आफूलाई जता चाहियो, जति चाहियो लिन पाइयो. अनि त्योबाट यो सानो रोलरमा बेरियो. अब यो यसमा
1: अब माड लगाएको
0: साइजिङ गरेर तयार भएको धागो चाहिँ अब यसमा बेरियो. यो यो बिममा अब यो चाहिँ कपडा बुन्नको लागि बुन्ने मेसिनमा लैजाने. यो मेसिनले त यो उत्पादन गर्दै फाल्दै गर्दै फाल्दै गरेको यो हो. माड लगाएको धागो यो त कति धेरै बोलेछ. यो तानेर हेर्नुहोस् त, हो काटिने नि छ. आज त यति छ त यो यति राम्रो. अनि यो बिमलाई चाहिँ यसमा राख्ने हो. यो मेसिनहरूको यहाँदेखि उहाँसम्मको यो मेसिनको काम चाहिँ तानमा धागो भर्ने मेसिन. यो तानमा जस्तो तान सिजन चल्छ नि, तलमाथि तल कुनै चाहिँ अब तिन तानको हुन्छ, कुनै दुई तानको हुन्छ, कुनै चाहिँ डबल गे हुन्छ, कुनै चाहिँ तिन तालको हुन्छ, कुनै चार तानको हुन्छ, त्यो सबै बनाउने चाहिँ यो मेसिन हो। बसेर टक्क यसलाई बुन्दै बुन्दै बुन्दै नआउने, अनि त्यसपछि त्यो सबै एकै ठाउँ बटुलेर अनि यही भित्र राखेर टक्क त्यसलाई निकालेर लिएर जाने, अनि यो चाहिँ यो मेसिनमा हाल्ने। जस्तै यो चाहिँ यो अहिले कतिको छ, यो दुईवटाको छ यो, अनि यसैले छुट्याउने, यो माथि जान्छ तल आउँछ, माथि जाँदा एकपल्ट यता बबिन जान्छ, तल आउँदा एकपल्ट जान्छ, गर्दै यो चाहिँ यो भर्ने काम चाहिँ यसको झाँप भर्ने हुन्छ यसको। अनि यो एउटा हेर्दा चाहिँ सामान्य छ, यो पत्तीमा एउटा पत्तीमा एउटा धागो राख्नु पर्ने हुन्छ, एउटा धागो छिने पनि यो तल झर्ने बित्तिकै मेसिन बन्द हुन्छ। यो धागो तन्किउन्जेल यो तन्केरी बस्छ, हल्का चिज छ, एउटा धागो छिने पनि यो तल गइहाल्यो, मेसिन बन्द भइहाल्छ,
1: नराम्रो खालको कपडा निस्किने भन्ने
0: चाहिँ त्यसले कन्ट्रोल गरिहाल्छ, अनि जहाँनिर हुन्छ त्यही गाँसेर फेरि। यो बुन्ने ठाउँ, अब यो चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ यही हो। कपडा उद्योगको हेर्दा सबैभन्दा ठुलो इलाका यही हो, कपडा उद्योगको मुख्य ठाउँ पनि यही हो। अरू सहायक उत्पादन गर्दै गर्दै आयो, तर कपडै चाहिँ बुन्ने कुरा यहीँबाट बुन्ने हो। अघि जुन स्पेनिङमा थियौँ नि हामी, यही स्पेनिङबाट दुई थरी धागो उत्पादन भयो, एउटा यो उत्पादन भयो, एउटा यो उत्पादन भयो। यो उत्पादन भएको धागो
1: उताबाट
0: घुमेर आयो, यसमा उत्पादन भएको धागो यहीँबाट आयो, यो चाहिँ त्यो ताना त्यताबाट आयो, यो बाना धागो चाहिँ यताबाट आयो, यो धागो चाहिँ के भयो
1: यहाँ आयो,
0: यो यसमा चाहिँ यसरी राखेर यो भयो, अनि यो यहाँ बस्यो होइन। जस्तो तान चल्छ मेसिन, यो यता जान्छ, यता चल्छ, यता जान्छ गरेर, अनि
1: यो आवाज त खट्याक खट्याक कस्तो आउँथ्यो।

0: यहाँ चाहिँ त कान चाहिँ धेरैले थुन्नै पर्ने, कसैले केही पनि सुन्दैन. यो त झड्याम झड्याम झड्याम झड्याम झड्याम हान्ने हो नि त, यो त कसरी हान्ने हो नि त.
1: खुट्टा पनि चलाउनु पर्छ कि पर्दैन?
0: पर्दैन, यो अटोमेटिक हो, सबै अटोमेटिक, हेर्ने मात्रै हो. जस्तो एकजना अपरेटरले एकै ठाउँबाट चारवटा मेसिन हेर्न सक्ने हुन्छ कि. यहाँ राम्रो सिपालुले त 24 वटासम्म पनि आफैले अपरेटन गर्छ, 24 वटा मेसिन अपरेट. चाइनिजहरूले लास्टमा ट्रेनिङ दिएर जाँदा उनीहरूले त्यो जसले 24 वटा चाहिँ 1 घन्टासम्म बन्द हुन नदिकन चलाउँछ, त्यो उत्कृष्ट कामदार भनौँ.

0: तपाईँले कति वर्ष बिताएको ठाउँ यो
1: यो बाहिर बनाउने बेलामा 3 वर्ष 23 वर्षमा 3 वर्ष घट्यो भने 20 वर्ष यो ठाउँमा यही काम गरेर 20 वर्ष बिताएको छु मैले यही ठाउँमा
0: तपाईँको त यहाँ आएपछि अनुहारै कस्तो अर्कै भयो नि
1: यो त उर्वर जिन्दगी हो नि त मलाई बनाएकै यही हो यसैले

0: यो बिग्रेको केही पनि छैन अहिले पनि, जस्तो यो कतिपय यो चिनबाट आउँथ्यो हामीले यहीँ डिजाइन गरेर पछि बनायौँ यो पनि।
1: अनि तपाईँले त्यो सबै काम कसरी सिक्नु भएको?
0: चाइनिजहरूले,
1: चाइनिजहरूले। त्योभन्दा पहिला तपाईँ के गर्नुहुन्थ्यो?
0: होइन, म त त्यो बेला पढ्दा पढ्दै यहाँ काममा लागेपछि त 22 वर्ष यहीँ गइहालेँ, अरू बिचमा त गर्ने कुरै।
1: के पढ्दै हुनुहुन्थ्यो?
0: मैले एसएलसीमा पढेँ, काम सुरु भइहाल्यो, काम सुरु भएपछि थप केही पनि गरेँ,
1: कामै पढ्नुभयो,
0: कामै, अहिलेसम्म पनि त्यही कामै पढ्दै।
1: त्यो बेलाको माहौल कस्तो थियो, बनाउने बेलादेखि सुरु हुँदाखेरिको माहौल चाहिँ कस्तो थियो?
0: बनाउने बेलामा जस्तो काम गर्ने छोरी मान्छेहरू चाहिँ पाइँदैन थियो त्यो बेला, छोरी मान्छेहरूले कहाँ उद्योगमा काम गर्ने हो र भन्ने हुन्थ्यो। त्यति बेर वरिपरि भएको जो मान्छे पनि छोरी मान्छे आउनुभयो भने गर्न खोज्नेले काम पाउनुहुन्थ्यो, निवेदन दिने आउने श्रमिक आपूर्ति केन्द्र थियो। हामी त यहाँ खन्दै बनाउँदै गरेको मान्छे, हामी अटोमेटिक निवेदन पनि दिन परेन, हामी त निर्माण बेलामा छिरेको श्रमिकले गर्दा गर्दै के हो भने काम गरियो, मेसिन फिट गर्न सुरु गरेपछि त बाहिर घाममा काम गर्नुभन्दा त मेसिन फिट गर्न कति रमाइलो भयो, सिक्न पनि मन लाग्यो, सिक्दा सिक्दै गर्दा बनिसक्यो मेसिन, अनि कपडा बुनेपछि झन् रमाइलो भयो। त्यो मे दिवस आयो, कुनै चाडपर्व आयो होइन, त्यो त भिन्नै रौनक लिएर आउँथ्यो नि। विश्वकर्मा पूजा आयो, पुरै अर्को खाले पूजाको रौनक आउँथ्यो। दसैँ आयो, कपडा वितरणदेखि लिएर अब पेस्की आउनेदेखि अर्को रौनक आउँथ्यो। साप्ताहिक छुट्टी आयो, अर्को रौनक आउँथ्यो। भित्र साथीभाइ बसेर भोजहरू गर्यो, त्यो अर्को रौनक आउँथ्यो। त्यो धेरै किसिमको
1: कस्तो हुन्थ्यो विश्वकर्मा पूजा?
0: एकदमै भव्य, हामी सबैजना भएर मनाउँथ्यौँ, सबै शाखाको 2-4-5-7 खसीहरू काट्नेदेखि लिएर तपाईँको त्यो त्यति भव्य, सबै एकै ठाउँमा मनाउने हो। टाइम मिलाएर हामी वनभोज जान्थ्यौँ, फेरि सिङ्गै फ्याक्ट्रीको बसहरू लिएर, त्यो पनि झन् रमाइलो कुरा थियो। एउटा मात्रै यस्तो विषय छैन, त्यो त 20 वर्षको अभ्यास हो। प्रत्येक पाठ पूर्जाले, प्रत्येक ठाउँले, प्रत्येक यहाँको चाहिँ गतिविधिले अब
1: चिन्छ,
0: अहिले पनि चिनिहाल्छ नि, अहिले पनि थाहा हुन्छ। अनि पछिल्लो बेलामा मैले चाहिँ बाहिर नै अलिकति फेब्रिकेटिङको काम सुरु गरेपछि यहाँ 4-5 हजार तलब आउँथ्यो, बाहिर काम गर्दा 10-15 हजार त्यत्तिकै कमाइ हुने, महिनामा ठिकै छ भने मैले चाहिँ 20 वर्ष थाहै भएको 20 वर्ष पुगेपछि मैले आफैले राजीनामा दिएर गएको थिएँ। त्यो पछाडि बिस्तारो उद्योग उँभो लागेन, खस्किँदै ठिकै बन्दकै स्थितिमा पुग्यो। करिब मैले छोडेको पनि 8 वर्ष जति यो फ्याक्ट्री चल्यो। हामी एउटा त्यो कुनामा उभिन्छौँ या कतै बसिराखेका हुन्छौँ होइन, हामी कहीँ बसेर हेरिराख्या हुन्छ। यो अहिले यस्तो छ, यदि उहाँले यसो गरिदिनुभयो भने उत्यो धागो खाली भयो है भन्ने कुरा भयो होइन, धागो सक्यो भन्ने, धागो मागेको यो अपरेटरले भन्न जानु परेन, बोल्नु परेन, यो एउटा उठाइदियो भने उहाँ यो चाहिँ यो मेसिन बिग्रियो भन्ने भयो, जहाँ भए पनि उसले देखिसक्यो यो मेसिन बिग्रिया छ भन्ने कुरा। अनि त्यसपछि यो एउटा उठाइदिएपछि ल यो कपडा भरियो है भन्ने, कपडा काट्ने मान्छे यहाँ आइपुगिसक्छ, यो उठाउनेपछि कपडा काट्ने आउँछ।

0: 486 वटा आवाज त्यति आवाज त एकै चोटी भुम्किने हो त्यही आवाज आउने.
1: अनि कपडा कहाँ निस्किन्छ त?
0: यो जुन रोलरले कपडालाई बिस्तारै तानेर ल्याइदिन्छ अनि कपडा चाहिँ यहाँ यसमा उतापट्टि बिचको बिचको हामी हेर्न जाउँ. त्यहाँ बिचमा चाहिँ
1: म चाहिँ अलिक बिस्तारै हिँडिरहेको छु है.
0: तपाईँहरू त बिस्तारै हिँड्नुपर्छ किनभने मेरो त यो लाइन जाँदा पनि हिँडिराखेको ठाउँ अँधेरो भए पनि यहाँ बनाउन गर्न गाह्रो हुन्न.
1: ए हो
0: यो चाहिँ हाम्रो जति जस्तो ठुल्ठुलो यहाँ चाहिँ फाइनहरू छ यसको चाहिँ ह्युमिडिटी सबै कुराहरू मिलाएर त्यहाँ त अब 600-700 मान्छे एकै ठाउँमा हुने तिनीहरूको श्वास प्रश्वास हुनेदेखि लिएर तपाईँको यो कपडाहरूको लागि पनि धागोको लागि पनि त्यो नफुलोस् भनेर त्यो टाइट पनि हुनु भएन फुल्नु पनि भएन त्यो यति तापक्रम चाहिँ मिलेर बस्नुपर्ने हुन्छ. त्यो तापक्रम मिलाउनुको निम्ति चाहिँ सबै कुराहरू व्यवस्थापन गरेको हुन्छ. यसमा चाहिँ केटा मान्छेहरूले काम गर्ने र मर्मत गर्ने, यसमा चाहिँ छोरी मान्छेहरूले आफ्नो ड्रेस चेन्ज गर्ने ठाउँ यो.
1: ए
0: अहिले त पिपलको बोर्ड पनि आइसकेको छ भित्र आए ठिक एप्रोनहरू हुन्छ नि यहाँभित्र काम गर्दा लगाउने एप्रोन क्याप सबै लाएर काम गर्नु
1: लाग्छ.
0: मेरो विचार चाहिँ कस्तो भने समाधान खोज्नै मुख्य कुरा हो. एकछिन एउटा सेन्टिमेन्टमा आउने छुट्टै विषय भयो होइन, तर सबभन्दा मुख्य कुरा चाहिँ हामीलाई लाग्छ जसरी भने पनि घाटा लागे पनि चलिदियोस् भन्ने. किन हुन्छ भने 1200-1300 मान्छेले काम गर्ने ठाउँमा ती 1200-1300 घर त तपाईँको उज्यालो हुन्थ्यो नि त. त्यो यो मात्रै छैन, तपाईँले नेपाल वनस्पति घिउ उद्योग भन्ने मजाले चलेको उद्योग त्यो बेला देशव्यापी प्रचार भएको अहिले त्यसको खण्डहर छ. यहाँ छाला उद्योग नजिकै छ, छाला उद्योगको राम्रो प्रपर्टी छ, छाला उद्योग बन्द छ अहिले हेर्नुहोस् है. त बाँके बर्दिया दुवै जिल्लालाई कपास उत्पादन गर्न लगाएर यो उद्योग चलायो भने के बिग्रिन्छ? अरबौँ रुपियाँ सिद्ध्याउनु हुने अरू कुरामा टावर बनाउनु, त्यो एउटा टावर बनाउने यहाँ लगाइदियो भने के हुन्छ? यो एकदमै विडम्बना भयो कि कसले भन्ने कि यो कसले बुझ्ने? यति जम्मै जम्मा मानिलिउँ केपिजीले त्यहाँ लगेर त्यो टावर बनाउने पैसा कपडा उद्योगै चलाउनु भएको भए होला यो घाटैमा जाला. तर 1000 मान्छेका पापानजनाको हिसाबले कतिजना मान्छे बाँच्थे होला त? 5000 मान्छेको 5000 परिवारलाई बचाउने काम त यसले गर्ने रहेछ नि. अनि कसैले गाउँमा घरेलु रक्सी पारेरै बेचेर आफ्नो बच्चा पढाउँथिन् भने त्यहाँ गएर एक कप रक्सी जसले खाइदिन्छ नि, यहाँ काम गरेर गएको पैसाले उसले रक्सी खाइदिँदा त्यो पैसा चाहिँ त्यहाँ गयो क्या? त्यो त गाउँमा समेत पैसा पुग्यो नि. त्यहाँ उहाँ मात्रै होइन कि हर नेताहरूले गर्ने कामहरूमा हर सोचाइ चाहिँ त्यो वर्ग सम्मानलाई पुगेको छैन.
1: यहाँ नेताहरू घुम्दा आउनुहुन्छ भन्नुहुन्छ,
0: हामी गर्छौँ चलाउँछौँ यो त ठिक रहेछ राम्रो रहेछ. हेरेर गएपछि त केही सोच आउला भन्ने कुरा
1: आयो कि आएन?
0: आएन, आउँदै आएन. कसैको पनि होइन, एउटाको भएर कसैले चिन्ताले आर्टिकल लेखेको भए पनि त हुन्थ्यो नि, तर त्यति पनि हात गर्नु उहाँहरूलाई त एकपल्ट कुर्सीमा पुग्यो, अब पुग्ने कसरी भन्ने उहाँहरूलाई हुँदो रहेछ. बाँकी तल रहेको मान्छेहरूलाई के हुँदो रहेछ भने ए ऊ चाहिँ गइराख्दो रहेछ, अब म चाहिँ किन नजाने? हेरेको त्यतै छ, तल जमिनमा हेर्ने कुरा चाहिँ देखिएन,
1: कसैले पनि सोचेन.
0: बाबुराम भट्टाईजीले त्यो विषयमा उहाँलाई भेटे, सबै कुरा सुनाइसकेपछि उहाँले त्यही बेला निदो गरेर 7 करोड रुपियाँ त्यही बेला छुट्याइदिनु, उहाँहरू नेतृत्वमा हुनुहुन्थ्यो. अनि 3 करोड आउँदा नआउँदै सरकार पनि गयो, मान्छे पनि गए, योजना पनि गयो. त्यसपछि फेरि अर्को कसको चाकरी गर्न जाने? किनभने राष्ट्रिय भिजन त छैन यसलाई चलाउने भन्ने. अनि त्यो नभएपछि व्यक्तिलाई फगायो, ऊ गइसकेपछि अनि फेरि अर्कोलाई त मतलबै भएन. अझ अर्कोले 7 करोड छुट्याइदिएको ठाउँ त त्यो जुठो भए जस्तो हुने अर्कोको लागि. त्यो ठाउँमा किन गर्ने? म नयाँ गर्ने, बरु बाटोमा हाल्ने.
1: यो उद्योग चाहिँ कसरी बन्द भएको?
0: युद्ध सुरु भयो, युद्ध सुरु भइसकेपछि चाहिँ देशव्यापी रूपमा एउटा नयाँ ढङ्गले अराजकता अनुशासन

0: जनता पनि अगाडि आयो, देश सम्हालिन सकेन। त्यो बढ्दै बढ्दै जाँदा यो उद्योग सम्हाल्ने मान्छे नि भएन क्या, त्यो बेला चाहिँ म्यानेजमेन्ट हुँदै भएन। जसलाई म्यानेजमेन्टको जिम्मेवारी दियो उहाँहरूले नि खुट्टा टेकेर गरिदिनु भएन। अप्ठ्यारो बेलामा चाहिँ राज्यले पनि ठेक्नु पर्थ्यो, राज्यले ठेक्न सकेन। राज्य पनि युद्धतिर नै थियो त्यो बेला। यो त सुती उद्योग हो, जब कपास आउँदैन देशभित्रबाट, इन्डिया र चाइनिजको कपडालाई हामीले रोक्न सक्दैनौँ। हाम्रो कपडाको कसरी चाहिँ भाउ कम हुन्छ भनेर हामी त्यो कम भाउ बनाउन सक्दैनौँ। त्यस्तो अवस्थामा त उद्योगबाट उत्पादित चिज बिक्रीमा नजाने भयो, बिक्री नभएपछि तलब खुवाउन नपाइने भयो, तलब समेत दिन नसक्ने भएपछि काम लगाउन नसक्ने स्थिति आयो। हेर्दै लाँदा अनि लास्टमा उद्योग बन्द भयो। त्यो कसैलाई दोष लाउने कुरो भन्दा पनि परिस्थितिले यस्तो ठाउँ खडा गर्यो कि राजनीतिक आन्दोलनहरूले चाहिँ आन्दोलन पछाडि उर्वर भएर चाहिँ भएका चिजहरू विकास भएर जानु पर्थ्यो नि। हामी चाहिँ के आश गर्थ्यौँ भने 62-63 को सम्झौता पछि अब सर्लकै हाम्रो सबै उद्योगहरू चल्छ र सबैले रोजगार पाउँछन्।
1: मन मर्यो तपाईँहरूलाई यो?
0: होइन, हामी त कस्तो हुन्छ नि, हामी त जहिले पनि त आशावादी हुन्छ नि मान्छे। यहाँ काम गर्ने हर मान्छेलाई मैले भेट्दा उहाँहरू के भन्नुहुन्छ, उद्योग चल्दियो भने हामी त बुढो भयौँ, हामी त सक्दैनौँ होइन, तर त्यो उद्योग चलेको हेरेर मर्न पाए हुन्थ्यो भन्ने सोच्नुहुन्छ क्या। यो मात्रै हो र यस्तो हजारौँ यस्तो उद्योगहरू छ, राज्यले अन्तर्राष्ट्रिय क्षेत्रबाट पाएको सहयोगलाई सदुपयोग नगरेर व्यवस्था गर्थ्यो, सित्तै पाएको चिज जस्तो। यो सित्तै पाएको हो नि त, एउटा परिवारलाई 4 मेसिनको हिसाबले उहाँहरूले कुनै शर्तमा दिए पनि त भयो नि यो मेसिन, अनि यहाँ गोदामै बनाइदिने। गोदाम नपाएर बहुराष्ट्रिय कम्पनीहरू नयाँ नयाँ लगानी गरिरहेछन्, उनीहरू त महिनामा 2-4 लाख खर्च गरेर उनीहरू त गोदाम पनि चलाउँछन्, त्यो त राज्यकै आमदामी हुन्थ्यो नि त। अब यो प्रविधिको त चिनमा पनि हराइसक्यो, अब अहिले त एयरजेट लगायतको अत्याधुनिक बुनाइ मेसिनहरू आइसक्यो होइन, तर त्यो मेसिन नै हामीले गर्नु छ भने पनि कहीँ देशको एउटा टावर एउटा धराएर बनाउने पैसा हालिदियो भने त हाम्रो त यहाँ मेसिन त फेरि एयरजेट मेसिन भरिन्छ नि त। अब हेर्नुहोस् 2 वर्षपछि यो सबै 486 यो मेसिन छ, 486 बम्बईको एयरजेट मेसिन जस्तो यहाँ राखिदिने पनि हुन्छ कि, देश कहाँ पुग्छ त, कसले गर्ने त, कसरी सोच्ने त,
1: कसैले गर्लान् जस्तो लागेको छ
0: खोइ। अहिलेसम्म त देख्दैन मैले त, त्यो गहिराईमै नजाने नेताहरूमा पनि त्यो गहिराईमा नजाने, कमसेकम एउटा कुनै नेताले त त्यो गहिराईमा सोचिदिनु गरिदिनु एउटा नमुना गरिदियो भयो नि। हरिसिद्धि इन्टर टायरलाई चलाएको भए पनि हुन्थ्यो, न बुटवल धागो कारखाना, तपाईँ गैँडाकोटमा भ्रिकुटी कागत कारखाना हेर्नुभयो भने तपाईँ त्यो बिजो आखिर त्यो ठाउँमा केही भएन, भैँसी मात्रै पालिदियो भए नि त हुन्थ्यो नि, चितवनको ठाउँ हो, घाँस पाइन्थ्यो नि, के गरे क्या, कहाँ छ सरकार, कहाँ छ मान्छे, कहाँ छन् नेता, यो कथा व्यथाकै शिकार हो यो। यो मात्रै होइन तपाईँहरूको यो हेटौँडा औद्योगिक क्षेत्र भएको, अहिले 8 उद्योगहरू अरू पनि यस्तै छन्।

0: कस्तो राम्रो राम्रो मेसिनहरू पठाइदिएको है उबेरमा पनि
1: एकदम. यो कस्तो भने धेरै प्रविधि नभएको अनि हाम्रो जस्तो मुलुकको लागि, हाम्रो त विकासशील मुलुकमा रोजगारी पनि चाहिने, उत्पादन पनि चाहिने, दुइटै कुरो मिलाएरै पठायो उनीहरूले. अत्याधुनिक मेसिनमा चाहिँ त्यो मेन पावर कम लाग्छ, यसमा मेन पावर लाग्छ. मेन पावर लागे पनि स्थानीय मेन पावर लाग्छ अनि स्थानीय कच्चा पदार्थ खपत हुन्छ. त्यो भनेको चाहिँ के भने चाइनिजहरूले अत्यन्तै ठुलो सोचले दिएको उद्योग हो यो. हामीले त्यही जतनले चलाउनु पर्थ्यो तर सकिएन. अहिले पनि थुप्रै उद्योगहरूमा त्यही चिज पब्लिकले चलाउँदा चल्ने, सरकारले चलाउँदा नचल्ने त होइन नि. सूर्यटुवाको चल्ने, जनकपुर चुरो काठ नचल्ने त होइन नि. यो काठको रोलर हो, यो रोलरमा कपडा चाहिँ बेरिने हो. यसमा बेरिएको कपडा चाहिँ यहाँ आएर बस्छ यसमा, अनि यहाँ चाहिँ मिटर नाप्ने, यो कति मिटर भयो भनेर मिटर गर्दै लेख्ने, यसबाट त्यो मिटर गर्ने र अनि यो चाहिँ पट्याउने. फेरि प्रति एक मिटरमा यहाँ फोल्डिङ हुन्छ अनि पट्टिएको कपडा ठ्याक्कै राखेर

0: अनि प्याकिङ गर्ने पठाइदिने।
1: यहाँ चाहिँ सादा सेतो कपडा मात्रै हो,
0: सिधै कोरा कपडा बजार पनि गयो यहाँबाट। अब रङ लाउने चाहिँ अरू तल छ, अरू शाखाहरू छ। कपडा चाहिँ एक टुक्रा पनि बाँकी राख्नु भएन छ। अब चोर्ने मान्छेले नि दया नै गर्नुभएछ जस्तो लाग्यो। यो त चोरी नै हो, यसरी त हटाएको छैन नि त कपडा। ल एक टुक्रा कपडा चाहिँ देखियो, यही नि हो ल, यो तयारी कपडा। यति वर्ष खिँदा पनि यस्तो।
1: तपाईँलाई यहाँको सबैभन्दा मिठो सम्झना भन्नु न।
0: नमिठो नै केही छैन, सबै कुरो जे सम्झे पनि यसको चाहिँ अविस्मरणीय नै हुन्छ क्या। मेरो श्रम जिन्दगीको सुरु नै यहीँ गरेको हो। म र मेरो परिवार दुवैजना यहीँ काम गर्थ्यौँ। उनी त स्पेनिङको अपरेटर थिइन्, म यहाँको मेकानिक थिएँ। बच्चाहरू यहीँ हेटेक्स इङ्ग्लिस स्कुलमा पढ्थे, पढाइ पनि राम्रो थियो। छ त्यही बच्चाहरू आज डिग्री पास गरेका छन्। यो जिन्दगीको सुरुवात र अन्त्य नै यसैको प्रारूप भयो हुनाले यहाँ अविस्मरणीय नै छ सब कुराहरू।
1: के हो यो?
0: यो एउटा असाध्यै महत्त्वपूर्ण ठाउँ हो यो। यहाँ यो पल्ने बेलामा कोही पनि मान्छेहरू यहाँ आउनै सक्दैन। यहाँ यो फाइन हो, यसको आवाज यति ठुलो आउँछ कि तपाईँको अब हेलिकप्टर भन्दा अलिकति बढी आवाज। यो भरी पानी हुन्छ यहाँ यो सबैमा, यो ट्याङ्की हो, यो उतासम्म छ। यो तल पानी छ अनि यहाँ चाहिँ पानीको फोहरा, यसले हावा दिन्छ अनि त्यो पानी पानीलाई चाहिँ एकदम पुरै चिसो बनाइदिन्छ। हो त्यो चिसो बनाएको पानी हावा चाहिँ यसको तलबाट जान्छ फेरि।
1: अनि यो तापक्रम मिलाउनलाई हो यो?
0: हो, त्यो अघि मैले ह्युमिडिटी भने नि, यही एयर कन्डिसन, यही यही फ्यान चलेर
1: एयर कन्डिसनर यो भनौँ,
0: यही यही फ्यानबाट उत्पादन हुने। यसले हावालाई सक गरेर पानीको फोहराबाट अनि उतापट्टि लैजाने हो। तातो चाहिँदा चाहिँ बोइलरबाट ग्यास ल्याउने हो, होइन, बोइलरको तातो हावाभित्र छोड्ने हो, अनि जब चिसो चाहियो अनि घिउ चलाइदिने। यो माथिबाट यो पुगालहरू ठाउँ ठाउँमा छ नि, यसको चाहिँ यसैबाट आउँथ्यो र यस्तैबाट यो सबैतिर जाने हो।

0: 2051 मा
1: 12-10 मा हेटौँडा कपडा उद्योग कति मिटर भयो भनेर उहाँले चाहिँ यसरी लेखेर दिनुहुन्थ्यो।
0: यो चाहिँ इभिनिङ शाखाको
1: फेरि यहाँ भित्र भएको सामानहरू सबै त्यतिकै थाल्या छ, काम चाहिने जति सबै धेरै जस्तो सामानहरू चोरेको हराएको पनि देखिन्छ यहाँ।

सामान चाहियो, यो सामान्य स्याहार सुसारले पनि यो उद्योग राम्रै हुन्थ्यो, सबै भद्रकोले भाषा कमसेकम सफाइमा दुई चारजना मान्छे राखिदिने हो भने पनि उद्योग चाहिँ एउटा स्तरमा बस्थ्यो। यो सबै चिज अहिले देशको कुनै न कुनैसम्म उपयोग भइरहेकै छ, यो खेर फाल्नुपर्ने कुनै चिजै छैन। यो त्यसरी यो त अहिले कौडीको मूल्यमा पाउने जस्तो गरेर फालिरहे यत्तिकै, कसले हेर्ने? यो कोही त हुनुपर्ने गार्जेन, कोही पनि छैन। आज होला, भोलि होला, पर्सि होला, त त्यो मान्छे कुर्ने मान्छे कुर्या कुरे, यो उद्योगले पनि त्यसै गरी कुरिरहेछ कुहाउला। जेन्जीहरूले त्यत्तिकै विद्रोह गरेको होइन, केही ध्वस्त भएको छ, केही भएको छ। म त एक इन्च पनि उहाँहरूलाई दोष लगाउने ठाउँ देख्दिनँ क्या। यति सामन्ती मनोविज्ञान जकडिएको छ कि त्यो जकडिएको ठाउँ न त्यही हो कि भन्ने उहाँहरूलाई शङ्कै थियो कि, त्यसलाई तोड्न पायो भने नफर्किन्छ कि भन्ने। तर अहिले फेरि पनि उहाँहरू दङ्ग पर्नु भएको छ, अझै तपाईँको त्यो सामन्ती सोच अझै

लागेको छैन कसैको पनि। त्यही सोचमा फेरि त्यही बाटोमा अलि दिन त सोच्नुभयो, तर अलि दिनपछि अहिले हेऱ्यो भने अधिकांश मान्छेहरूको मनोवृत्ति फेरि त्यही राणाकालीन सामन्ती सोचमै छ। यो उद्योग यस्तो हुनुको अर्थ हाम्रो देश यस्तै छ भन्ने हो नि त, यो त नमुना हो नि। यो उद्योग जस्तो छ हाम्रो देशको अनुहार यस्तै छ। कोही आउनुपर्छ, कसैले फेर्नुपर्छ। एकातिर त्यस्तो छ, अर्कोतिर अघि मैले भने जस्तो गरिबीको खाल्टो छ। यही चिजले विद्रोह जन्माउने हो नि त, गर्नै पर्छ। अब आउने सरकारले गरेन भने अहिले जति ध्वस्त भएको छ नि, योभन्दा धेरै ठुलो ध्वस्त हुन्छ। यो चाहिँ हाम्रो बोइलरबाट स्टिम आउने ठाउँ हो। यो असाध्यै महत्त्वको ठाउँ। मैले ह्युमिडिटी तापक्रम मिलाउने भने नि, यहीँबाट खोलेर चाहिँ यो तापक्रमहरू कुन ठाउँमा कति पठाउने, कति गयो भन्ने कुरा हुन्छ र यो चाहिँ यो मेन फाइनल ठाउँ, यो इलेक्ट्रिकको मेन स्टेसन, यहीँबाट पुरै उद्योगभरि यो विद्युतको चाहिँ सप्लाई हुने सब स्टेसन जस्तो। यो चाहिँ यसमा हजारौँ यस्तो सानो सानो चाहिँ उपकरणहरू छन् जुन मार्फत कुनै एउटा शाखाको मात्रै काट्नु पऱ्यो भने यहीँबाट काट्नु पऱ्यो, दिने पनि यहीँबाट हो सबै कुराहरू यहाँ। यो त एक किसिमले भर्खरै युद्ध सकिएको मैदान लड्ने पढिरहेको छ, झुन्डिने झुन्डिरहेको छ, गल्ने गलिरहेको छ। अबको केही समय यत्तिकै छोड्ने भने त पुरै उद्योगको हालत यही हुने स्थिति छ। काम गर्दा गर्दै सफा गर्दै बनाउँदा बनाउँदै यत्तिकै छोडेर मजदुरहरूको विदाई भएको छ।

0: रङ्गाई तथा छपाई विभाग
1: 18-18 को सिटिङ हो, सर्टिङ हो, ड्रिल हो. सिटिङ सर्टिङ ड्रिल भनेको पैन्टको लागि हुने कपडा, सर्टिङ भनेको त्यही भएर सिटिङ सर्टिङ ड्रिल भनेको. 18 काउन्ट भनेको त्यसको चाहिँ त्यो धागोको के अरे मोटाई,
0: कुन धागोले,
1: कुन काउन्टको धागो, कुन नम्बरको धागोको बनाए. यहाँ बसिसकेपछि यो कपडा चाहिँ सर्र यो माथि गएर अनि कपडा तल आएर अनि यो भित्र चाहिँ अब यहाँबाट त्यो सिसा जस्तो हुन्छ, यहाँ सिसामाथि चाहिँ आगोको ज्वाला नि राखेको हुन्छ. त्यहाँ त्यो जुन कपडा बुन्दाखेरि पनि निस्केको भुवाहरू हुँदैन, तल माथिको माथिबाट पनि तल पनि आगोले हान्ने
0: क्या,
1: धुराधुरी छ नि त्यो सुर जल्छ. यो जलिसकेपछि अनि अनि यहाँ आउने बित्तिकै यहाँ पानीमा अब चोबलिहाल्यो यो. अब यहाँबाट धुन सुरु भएको कपडा हजारौँ मिटर कपडा यसमा थुप्रिन्छ, यसैमा यसैमा, अनि यहाँबाट फेरि यो कन्टिन्यू नै जान्छ. यो त्यो जलाउने झुरामुरा घटाउने र अनि मार पखाल्ने काम यसबाट सक्यो. अनि यो कपडालाई चाहिँ के गर्ने भन्ने यसको तिनवटा बाटोहरू छ. एउटा चाहिँ यति धोइसकेपछि धोएको कुरा कपडा पठाइदिने, मार हटाएको अघि मार भगै पठाइदिएको थियो, यसबाट त्यो धोएको कुरा कपडा पठाइदिए भयो. त्यसलाई क्लोरिन हालेर एकदम सेतो बनाउने हो भने यहाँदेखि पलसेरसम्म पुगेर अनि त्यहाँबाट घुमेर यहाँ आइपुग्दा चाहिँ टक टकाउँदो नैनेसु जस्तो कपडा यहाँ निस्कियो. अब कसैलाई सेतो मात्रै कपडा चाहियो भने अब यहीँ पास भयो, पहिलो भुइँबाट पास भयो, दोस्रो यहाँबाट पास भयो, तेस्रो यहाँबाट पास भयो,
0: तिन थरी निस्के कपडा
1: तिन थरी. अनि यहाँ चाहिँ अब टेक्क पारेको कपडालाई चाहिँ अब यता ल्याउने हो. यसमा त्यस्तो कपडालाई ल्याएर यति मेसिनहरूमा चाहिँ एक एक रङ जे गरे पनि गर्ने, हरियो निलो रातो साडी जे प्रिन्ट गर्ने हो एक रङ प्रिन्ट यहाँ गरिदिने हो. यसमा चाहिँ सिङ्गल रङ लगाउने, रङ बनाएर ट्रेमा हालिदिइसकेपछि यो रोलरमा बेरिन्छ कपडा, यो रोलरबाट बेरिएर त्यसमा बेरिन्छ, त्यसबाट फेरि यो क्या उल्टो सुल्टो उल्टो सुल्टो.

0: छुटो, दुई दिन राउन्ड गरेपछि सबैतिर रङ लाग्छ अनि सुकाउन लैजाने। यहाँ रङ भएको रोलर हुन्छ नि त्यसलाई सुकाउने ठाउँ मेसिन चाहिँ यो, फेरि यसले यो पाइपबाट स्ट्रिम गएको हुन्छ यो भित्र, अनि यो रोलर अलग तातेको हुन्छ, यो तातेको रोलरमा कपडा लाग्दा अनि त्यही सुक्दै जाने हो। यो चाहिँ चाइनामा पनि थोरै भएको मेसिन मात्र हो, यो यति महँगो यति महत्त्वको मेसिन हो यो। अब यो यहाँ अहिले कौडीको मूल्यमा यहाँ थालिएको जस्तो छ। यसलाई चाहिने कति कलर बनाउने हो सबै रङको यहीँबाट, जस्तो एक दुई तिन चार पाँच छ सात आठ दुई सोह्र कलरसम्म एकैचोटि प्रिन्ट गर्न सक्छ यो मेसिनले। कपडामा बुट्टा हान्ने,
1: कपडामा बुट्टा
0: बुट्टा हान्ने, सादा भएपछि रङ्गिन भयो। हामीले साडी बनाउँदाखेरि साडीलाई एकपल्ट यहाँ घुमाउनु पर्ने हो, के को निम्ति भन्दा त्यो पारीको लागि। यो चाइनिजहरूले भन्थ्यो चाइनामा पनि यो थोरै मेसिन छ, यो त्यस्तो राम्रो मेसिन हो। एक ताकत आठ दसजना, दसजना भन्दा बढी आर्टिस्टहरू निरन्तर खट्नुपर्ने
1: बुट्टा बनाउनु,
0: बुट्टा बनाउनु, उनीहरूलाई कस्तो कस्तो डिजाइन निकाल्न सक्छन् आफैले हेर्ने, बुट्टा निकाल्ने, बुट्टा निकालेर कम्प्युटरमा हाल्ने, रोलरमा प्रिन्ट गर्ने।
1: के रहेछ यहाँ
0: आर्टिस्टहरूले निकालेको यो डिजाइन हो कि, यहाँ यहाँ यिनीहरूले डिजाइन, यो जुन निकालेका छन् नि, यो कतिपल्ट छाप्नु पर्यो भनेर यो कुरा गरे कि, यो कतिपल्ट छाप्नु र कसरी यो मध्ये कुन कलर गर्ने भनेर। अब यो 192 नम्बरको कुनै एकजना आर्टिस्टले निकाल्नुभयो यो, होइन, उहाँले यो बेस सबै कुरा दिनुभयो, अनि यो कुन ढाँचामा निकाल्ने भने यो पनि अप्सन दिनुभयो। एक एक कलाकारहरूले पहिले यो डिजाइन बनाएर कम्प्युटरमा हालेर, कम्प्युटरबाट अनि रोलरमा कुदेर

0: कहाँ कहाँ जान्थ्यो सर यो कपडाहरू?
1: माग पुरा गर्न सक्दैन थियो उद्योग चलनजेलसम्म. कति बोल्ने छ अहिले पनि आवाज आउँछ. प्योर सुती नेपालगञ्जको कपासको कपडा है. यो मेसिनको काम चाहिँ कपडाको अरजलाई तन्काइदिने कि. त्यता खुम्चेको ओरेको केही भाग कपडा हुन्छ नि, आफ्नो गजबाट दायाँ बायाँ गएको, त्यसलाई चाहिँ आफ्नो जे साइज हो साइजमा ल्याइदिने यसले. यसले साइजमा ल्याइसकेपछि यहाँ चाहिँ अब लास्टमा यो कपडाहरूलाई चाहिँ गुणस्तरको छ कि छैन, अगाडिबाट डबल लाइट दिएर त्यो कपडा चाहिँ ठिक छ कि, हामीले बजारमा पठाउँदा त्यो कपडा ठिक छ कि छैन फाइनल यहाँ चाहिँ चेक गर्ने. सबै हेरेर आएपछि अनि यसले चाहिँ फोल्डिङ गर्ने. अब यहाँ एक एक मिटर गरेर यहाँ पट्याउने. पट्याइसकेपछि अब कति मिटर भयो भनेर गणना गरेर लेखेर अनि यहाँबाट चाहिँ अब यो डिस्टेन्स. सर्वाङ्ग उत्पादन हो यो कपास. लगेर त्यो त्यो तपाईँलाई देखाएको ढोकाबाट जुन कपास छिर्यो त्यो कपास बिहा भएको फोहोर भएको कपास छिरेको हो, र यहाँ आउँदा यो खाले रङ्गिन भएर यो ढोकाबाट निस्किन्छ. आज आज पनि यसको चाहिँ मजबुती सुन्नु सकिन्छ. यो करिब करिब 20 वर्ष पुरानो हुनुभएको थियो यो कपडा. यो कपडा यहीँ यहीँ निकाले प्रिन्ट कपडा. अहिले खुब चलेको छ नि महिलाहरूले लगाउने सुरुवाल. यो सुतीको यो प्रिन्टको सुरुवाल बनाएर बेच्ने हो भने 1,00,000 पिस त तपाईँको हिँड्दा हिँड्दै बिक्री हुनेवाला छ. त उद्योग कसरी चल्दैन? कति धेरै नेग्लिजेन्स छ क्या यो. ल द इन्ड भयो.

0: उद्योगको दिन चाहिँ कहाँ भएको थियो?
1: यो उद्योग चाहिँ 2032 सालमा यसको सम्झौता भयो। 32 सालको अन्त्यदेखि 33 सालदेखि यो बन्नै सुरु भयो। 34, 35, 36मा यो बनेर 35 अन्त्यतिरै बनेर यो सकियो। 36 सालदेखि यो चाहिँ प्रोडक्सनमा गयो। 36 देखि 46 सालसम्म यो उद्योग राम्ररी चलेर 46-48 त हामीले 2 वर्ष बोनस पनि खायौँ। 48

सालसम्ममा राम्रैसँगले उद्योग चल्यो अनि 48 भन्दा 49, 50, 51 हुँदै हुँदै 54 सम्ममा पुग्दाखेरिमा उद्योग अलिअलि ढलबलाउन थाल्यो. सरकारको र कर्मचारीहरूको प्रशासनहरूको खासै ध्यान भएन. त्यहाँ माओवादी युद्ध सुरु भयो, दोहोरो लडाइँ चाहिँ सुरु भइसकेपछि अनि त्यो मारमा यो पनि पर्यो. यो पर्दै जाँदा 54 सालसम्ममा यसको स्थिति मजाले खस्क्यो र करिब 58 गइसकेपछि यो बन्द प्राय नै भयो. 58, 59, 60 बन्द रहेर पनि मान्छेहरू यसो आउने जाने गरे. अन्तमा यो 64 त पुरै नै बन्द भयो. आफ्नो शरीर आफैले सम्हाल्न नसकेर लड्ने कुनै चिज हुन्छ भने यो उद्योग ठिक त्यही चिज लाग्यो. अरू सम्हालिदिने कोही पनि भएनन्. एक एक अङ्ग यस्तो बिग्रिँदै गयो कि त्यो अङ्ग उपचार गर्न नि सामान्य उपचारले सक्दैन. एक एक गर्दै धेरै अङ्ग बिग्रिँदै गएपछि कहिलेकाहीँ गाउँघरतिर ठुलो गाई भैँसी किनेर लिएर आएको हुन्छ नि, जुन भैँसी एक एक गरेर लडिसकेपछि उसलाई उठाउने तागतै हुँदैन. गोवालपुरको एउटा किसान जसको 10 कट्ठा जमिन छ, त्यो 10 कट्ठालाई एकीकृत गरेर कपास खेती एकीकृत कपास विकास समितिले त्यो खेती गरायो, खेती लगायो. अर्को वर्ष सुन्दा कपासको भाउ घट्यो, अर्को वर्ष सुन्दा त खोइ कताको उद्योगै बन्द भयो अरे, अब जाँदैन अरे कपास, अब लाउनु पर्दैन अरे भनेपछि अब ठुटा काटेर अनि जौ रोप्नु परेन अथवा मकै छर्नु परेन. उनीहरू त अहिलेको पछिल्लो विकसित औद्योगिक आश्रयमा पुगिसके मान्छे फेरि परम्परागत कृषिमा फर्किनु पर्यो. त्यो कति ब्लन्डर फिर्ता छ, त्यो खपिसक्नु फिर्ता नै होइन नि, त्यो फिर्ता भने ब्लन्डर फिर्ता हो. त्यो राम्ररी गहिरिएर त्यसलाई राज्यले अध्ययन गर्ने कुरा गरिदिएको भए यो त हुँदैन थियो नि. जरा पनि हाँगोले पनि माथिको छानुहरू बिगारिदियो. पुरै कपडा उद्योगभरि गुलमर फुलेर रातम्मे हुँदा र रङ्गिन मान्छेहरू पुरै काम गरेर फर्किँदा रङ रोकनले झिलिक्क भए फ्याक्ट्री, त्यो बेला त यो चाइनिजहरूले दिएको अनुपम नमुना थियो नि. यो चानचुने चिज थिएन. चाइनिजले दिँदा पनि उनीहरूले कम सोचेर दिए होइन, मैले तपाईँलाई धेरै भने नि. अनि हाम्रो लागि पनि कम महत्त्वको थिएन यसलाई. चीन राष्ट्रले नेपाललाई दिएको उपहार ठानेर यसलाई कुनै हालतमा बिग्रिनु दिनु हुँदैन थियो. चिनको चिनो हो नि त यो.

0: के ठुली उकाली दामोदर पहाडको उकालोले सातो खाएको छ. यो वरिपरि यो बालुवै बालुवा भएको सबै यो बालुवाको ढिस्कोहरू परपरसम्म यसरी नै उठेको छ. अर्कै संसार अर्कै दुनियाँमा आएको आवाज हुन्छ
1: यो यात्रा दामोदर कुण्डको. यति चुनौतीपूर्ण यात्रा तर यहाँ हिँड्नुको नतिजा पनि गजबकै पाइन्छ. दामोदर कुण्ड पर्यटक जान्छन् तर हिँड्दैनन्, घोडाबाट मात्र सम्भव ठानिन्छ यताको यात्रा.
2: जय दामोदर कुण्ड,
1: घोडा चढ्नुपछि कारण छ. यो एकै दिनको यात्रामा 5200 र 5700 मिटरको दुईवटा पास तर्नुपर्छ. हिँडेर जानु मूर्खतै मानिन्छ तर हामीले यही मूर्खै नै रोज्यौँ हिँडेरै दामोदर कुण्ड पुग्ने. यात्रा गाह्रो असम्भव होइन तर यो यात्रा हिँडेपछि पुग्ने गरी नै हिँड्नुपर्छ. बिचमा कुनै सहारा पाइँदैन, बिचमा बास बस्ने कुरै हुन्न, ओत लाग्ने ठाउँसम्म छैन.
0: यो डाँडा पट्नुपर्छ, हुन चाहिँ अब यो सानो देखिएला तर अब निकै छ. यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि
1: पहिले 5200 मिटर उक्लिने र तल झर्ने, त्यसपछि 5700 मिटर उक्लिने अनि फेरि 5000 मिटर झर्ने. भन्न सजिलो तर यो लेकमा हिँड्न गाह्रो. हामीले 13 घन्टा लगायौँ दामोदर कुण्ड पुग्न. यो यात्रामा लिन सक्ने जति सबै अनुभव पाइयो. दामोदर कुण्डको सामिप्यता पाइयो, चक्र कुण्डको यो प्राकृतिक चक्र देख्दा दङ्ग परियो, बालुवाको मरुभूमि कटेर यहाँ आइपुग्दा अन्त काहीँ नपाइने कुराहरू भेट्यो.
0: सातो ठाउँमा हुने चिज हो त्यो, यहाँ फल्नु भनेको चाहिँ यहाँ तर यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ असम्भवकै.

0: तपाईँहरूको गाउँतिर पनि कुछ हुँदैन नि त।
1: ल आउनुहोस्, आज अचम्मको ठाउँहरू घुमौँ। दामोदर कुण्ड कसरी पुग्न सकिन्छ त सम्पूर्ण रूपमै हेर।
0: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु।
1: पोखराबाट हामीले हिमालपारीको जिल्ला मुस्ताङ प्रवेश गर्यौं। मुस्ताङको सजिलो ठाउँका धेरैवटा स्थान घुमिसक्यौं हामीले। अप्पर मुस्ताङको लोमान्ताङ छेउको यो चराङ गाउँ हो। यहाँबाट एकतर्फ लोमान्ताङ हुँदै चीनको कोराला नाका जोड्ने सड़क जान्छ, तर हामी यहाँबाट पूर्व छिर्नेछौ। केही मोटर सड़क र फेरि कष्टकर पैदल यात्रा गर्नेछौ। अब
2: हामी अहिले चाराङ गाउँमा छौँ। चाराङ गाउँबाट हाम्रो यात्रा दामोदर कुण्डको एकदमै चुनौतीपूर्ण यात्रा छ, किनभने हामीले 5600 मिटरको पास, 5200 मिटरको पास तरेर फेरि तल झरेर दामोदर कुण्ड पुग्नुपर्छ। लेक लाग्ने समस्या उस्तै छ र अहिले चिसो उत्तिकै छ, माथि बर्खाको मौसम हो, तर दामोदर कुण्ड जाने समय पनि यही हो। हामी यहाँबाट अब फेरि यारा घारा गाउँ कट्दै माथि ठाटीमा बस्ने हाम्रो आजको योजना छ। हामी घाराभन्दा पनि केही अगाडिसम्म चाहिँ मोटरसाइकल जान्छ भन्ने सुनेका छौँ। अब यो उकालोमा फेरि तान्दिँदैन, दुईजनासँग एउटा मोटरसाइकलमा प्रयास गर्दैछौँ कहाँसम्म पुग्नेछौँ, र त्यहाँबाट फेरि पैदल हिँडेर आज ठाटी पुग्ने योजना छ। बिहानै हामी यो चराङ गाउँबाट निस्किँदैछौँ।
1: हामी अघि बढ्यौँ दामोदर कुण्ड लक्ष्य राखेर। यो चराङ गाउँ दामोदर कुण्ड जाने आधारको गाउँ हो, जुन पोखराबाट लोमान्ताङ आउने मुख्य सड़कमै पर्छ। गाउँ सकियो, तल खोज रहेछ, हामी खोला झर्नुपर्ने रहेछ। अब सड़क अवस्था र पदमार्गको विषयमा हामी अनभिज्ञ नै छौँ, सोध्दै खोज्दै नै जानुपर्ने अवस्था छ। हेरौँ पुगिएला जसरी पनि। हामी तल झरेर नदी किनारमा आयौँ। यो सायद कालीगण्डकी नै हुनुपर्छ, कालीगण्डकी या यसको कुनै शाखा नदी हो यो। हामी नदी किनार नै बढ्यौँ, जानुपर्ने त अर्कोतर्फको पहाडतिर हो। यहाँ नदी तर्ने पुल यता रहेनछ, सायदै पर कतै पक्की पुल होला। यताको भूगोल यस्तो छ, हरियालीको कुनै नाम नै छैन, पुष्प डाँडाहरू छन् वरपर सबैतिर, वारी यस्तो पारी पनि त्यस्तै नै छ।

0: पुल चढेर हामी यो वल्लो भित्तामा आयौँ। यता हामी जानुपर्ने त उचाइतर्फ नै हो। यता केही हरियाली छ, यहाँ सानो गाउँहरू पनि रहेछन्। सुर्खाङ गाउँ र धी गाउँ देखियो।
1: अब कता जाने र? दुईटा बाटो छ, हामी अल्मल्यौँ यहाँनिर। अब यता सुर्खाङ भनेर चाहिँ लेखेको छ, अब यहाँ अर्को दो बाटो छ। तर के समस्या भने अलि तलतिर पनि हामीले एउटा बाटो छोड्यौँ। यहाँ एउटा म्याप त छ, म्याप मैले हेरेँ, तर म्यापमा के छ भने दुईवटा बाटो मात्र छुट्याएको छ। अब त्यो दुईवटा बाटो यो हो कि दो बाटो त्यो हो, अब यहाँ सोध्नलाई मान्छे नि भेटिएन। अब के गर्ने?

0: हामी जानुपर्ने त उचाइतर्फ नै हो, त्यही भएर उकालो बाटो लियौँ र बढ्यौँ। कोही भेटिए सोध्नेछौँ, बाटोको जानकारी लिनेछौँ।
1: यो यहाँ यस्तो यो हनुमान चराहरू बस्दो रहेछ त्यो दुलोमा, हेर्न गिद्ध गिद्ध बस्दो रहेछ, चिल हो कि गिद्ध हो यो? त्यो दुलो दुलोमा त गिद्धहरू चिलहरू बस्दो रहेछ।
2: यो गिद्धको त तपाईँहरू गिद्ध लामो हुन्छ होइन,
1: यो चिल जस्तो लाग्छ
2: चिल होला यो।
0: हामी यारा गाउँ छिर्दैछौँ, यारा पुगेपछि निश्चित भयो हामी सही बाटोमै छौँ। हामीले यारा र घारा दुईवटा ठुला गाउँ पर्नुपर्छ भन्ने जानकारी लिएका थियौँ। यो यारा गाउँ वरिपरि सबै पायलपुर फुस्टा डाँडाहरूको बिचमा हरियाली स्थानमा बसेको छ गाउँ। यताका परम्परागत घरहरू अत्यन्त राम्रो लाग्छ मलाई, यी माटोको घरहरू। गाउँ राम्रो छ, सुविधा पुगेको छ, सडक विद्युत सबै, हाल त चिन नाका खुलेको छ, व्यापार सजिलो छ। यस्ता चिनिया मोटरसाइकलमा चिनकै व्यापारीले सामान पसलसम्म पुर्याइदिन्छन्।

0: उसको यो स्थान निकै रमाइलो लाग्यो। रोकिएरै हेऱ्यौँ हामीले, पर परसम्म आँखा अगाउन्जेल हेर्न पाइने। हामी तल झरेका थियौँ, फेरि केही उचाइ लिँदैछौँ। सडक छेउ ससाना यस्ता बोट बुट्यानहरू थपिँदै गयो। अब यस्तै बुट्यान र हरियो चौथ पशुका निम्ति चरण क्षेत्र हुन्। यता घोडाहरू चढ्दै गरेको देखियो। दामोदर कुण्ड पुर्याउने घोडा यिनै हुन्। हामी घारा आइपुग्यौँ। निकै ठुलो बस्ती देखिँदैछ घारामा। सबै उस्तै माटोका घरहरू भएको गाउँ छ यो। समुद्री सतहभन्दा करिब 3900 मिटर उचाइमा अवस्थित घारा गाउँ दामोदर कुण्डतर्फको यात्रामा यो नै अन्तिम गाउँ हो। अब यसअघि निर्जन ठाउँ छ। दामोदर कुण्ड जाँदा पर्यटकहरूले प्रायः घोडा रोज्छन्। घोडाको बन्दोबस्त यतै गर्नुपर्ने हुन्छ। यस यात्रामा दुईवटा अग्लो डाँडाहरू कट्नुपर्ने हुन्छ, एउटा 5200 मिटर अग्लो र अर्को 5700 मिटरको। हिँडेर जाँदा निकै कसरत गर्नै पर्छ, जोखिम उत्तिकै रहन्छ। त्यसैले यतै गाउँतिरै घोडाको बन्दोबस्त गर्नु उचित हुन्छ।
1: समुद्री सतहदेखि करिब 3900 मिटर माथि आइसकेका छौँ हामी। यो गाउँलाई घारा भनिन्छ। अब घारा चाहिँ दामोदर कुण्ड जानको लागि अन्तिम गाउँ पनि हो। यहाँदेखि माथि गुम्बा छन्, तर बस्नको लागि ठाँटीहरू छन्। अहिले यो साउनको समयमा चाहिँ मुक्तिनाथ मन्दिरद्वारा चाहिँ यहाँनिर चाहिँ खाने बस्ने सुविधाहरू प्रशस्त छ, ठाउँ ठाउँमा छ। अब हामी यहाँनिर खाना खान्छौँ, अलिक अगाडिसम्म चाहिँ मोटरसाइकलै पुग्ने भन्ने जानकारी पायौँ। त्यो कारणले हामी मोटरसाइकलमै केही अगाडिसम्म जान्छौँ भने त्यहाँबाट चाहिँ पैदल हिँड्नुको विकल्प छैन।
0: अन्तिम गाउँ घारा निकै पृथक देखिन्छ। वरिपरि पुस्तो पहेँलो जमिनबीच बसेको घारा गाउँमा थोरै खेतीयोगी जमिन देख्न सकिन्छ। तलबाट खोला बहनाले पानीको स्रोत छ। पानी नहुँदो हो त यस्तो स्थानमा बसोबास सम्भव नै हुँदैन। कुनै अरबी मरुभूमि समान देखिन्छ यो स्थान। हामीले घारामा खाना खायौँ। यहाँ खाना खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू छन्। सडक यहाँसम्म मात्र छैन, माथिको डाँडासम्मै पुगेको रहेछ। हामीले माथि डाँडासम्मै मोटरसाइकल पुर्याउने निधो गर्यो। घोडा लैजाने र नलैजाने भन्ने विषयमा हाम्रो पनि सल्लाह भयो। अहिलेको मूल्य अनुसार प्रति घोडाहरू 10,000 पर्दो रहेछ। माथि गाडी पुग्ने अन्तिम स्थानबाट घोडाले सवार गराउने रहेछ। ओह्रालोमा झर्नुपर्ने र उकालोमा मात्र घोडाले चढाउने हुँदो रहेछ। यहाँ गाउँमा बुझ्दा सबै पर्यटक घोडामै जाने गरेको बुझ्यौँ, तर हामीले आफ्नो खुट्टामा विश्वास राख्यौँ, हिँडेरै जाने दुस्साहस गर्यौँ।
1: लाग्यौँ हामी खाना साना खाएर यो घाउडा गाउँबाट, थाहा छैन कहाँसम्म मोटरसाइकल पुग्छ, जहाँसम्म अन्तिम पुग्छ त्यहाँसम्म पुर्याउनेछौँ। र आज कसेर हिँड्नुपर्छ माथि पुग्नलाई, किनभने अलिकति ढिलै भइसक्यो। भरे जो 7 सम्ममा हामी छाँटी चाहिँ पुगेर बस्ने हाम्रो योजना छ। हामी कहाँ गएको गएको, अब गएको गई गएको गई, यस्तो छ। यता दाहिनेतिर हेरौँ, माथिको डाँडासम्म बाइक पुग्छ।
0: यता अघिको डाँडाहरू छिचोलेर माथि जानुपर्ने, कति माथि कति माथि, जे होस् अब यात्रा रोचक हुनेछ। यता देब्रेतर्फ माथि अर्को रोचकता देखियो, अचम्मको स्थान। जमिनबाट 81 माथि उठेको डाँडाको चुच्चे पहाड, यही पहाडको माथि अनाकन्टारमा बसेको लुरी गुम्बा, वरिपरि प्राकृतिक मानेजै देखिने सुसुराहरूको मध्यमा छ लुरी काबुङ। महत्वपूर्ण लामाको मृत्यु पश्चात उनीहरूको सम्झनामा जुन छोर्तेन बनाइन्छ त्यसैले काबुङ भनिन्छ। भनिन्छ यो क्षेत्रमा 21 काबुङ छन् रे, जसमध्ये 3 मात्र पत्ता आएका छन्। एउटा काबुङ यहाँभित्र छ, लुरी काबुङ। आफै उत्पत्ति भएको सिसाको छोर्तेन छ रे त्यहाँभित्र। यस्तो भिरमा रातो रङको 3 तल्ला भएको गुम्बा हेर्दै विषक्त देखिन्छ। लुरीको अर्थमा लु भनेको नाग र री भनेको पहाड। पहिले यता नागले दुःख दिन्थ्यो, जसकारण गुम्बा बनाउनु पर्यो। यहाँभित्र काबुङ छ, त्यही भएर पुरा नाम चाहिँ लुरी काबुङ गुम्बा। समुद्री सतहभन्दा 4000 मिटर उचाइको लुरी गुम्बा लामाहरूको ध्यान गर्ने स्थान पनि हो। यहाँ लामाहरूले 3 वर्ष 3 महिना 3 दिन बसी ध्यान गर्थे। यहाँ लामाहरूको ध्यान कक्ष झ्यापा मोलिनु छ, जहाँ हर कोही जान पाउँदैनन्। महिलाहरूलाई वर्जित छ र पूजा गर्ने लामाले मुख छोपेर मात्र जानुपर्ने हुन्छ। हामी लुरी गुम्बाबाट अझ अघि बढ्यौँ। लुरी गुम्बाकै फेदीमा यस्तो संरचना देखियो, सायद गुम्बाकै भाग हो कि त यो, यसै भन्न सकिएन। अब यो नै अन्तिम मानवीय संरचना। यसअघि 2 ठाउँमा ठाँटी छन्। त्यसबाहेक अन्य मानवीय संरचनाहरू भेटिने छैन। हामी पहिले खोला झर्ने रहेछौँ, त्यसपछि भयङ्कर उकालो देखिँदैछ। 4000 मिटरभन्दा थप उचाइ चढ्नेछौँ हामी।

0: मरेर बाइक तानु तान्न चाहिँ हेरौँ, यतिको सामान त सजिलो भयो, तल निकै अप्ठ्यारो थियो। अब यहाँ चाहिँ केही सजिलो आयो, हामी माथि उचाइ लेकोहरूले अचानक चाहिँ काशी चाहिँ चढेको उकालो पार गर्दैछौँ, हेरौँ यहाँ अगाडिदेखि अप्ठ्यारो आयो। हरियो हरियो हरियो डाँडा पो आयो त माथि आएपछि त फेरि। अब हामीले त्यो थर्लक्कै डाँडा काट्नुपर्छ, मोटरसाइकल चाहिँ त्यही डाँडा कटेर कटेर राख्नुपर्छ हामीले, र त्यहाँबाट हिँड्नुपर्ने हुने रहेछ।
1: हामी 4000 क्रमशः 41-42 हुँदै अघि बढ्दै गयौँ। मोटरसाइकलको शक्तिमा पुरै रास आएको छ, तान्नै सक्दैन साधारण उकालोमा पनि।
0: ल एकछिन हामी बिसायौँ यहाँनिर, यो मोटरसाइकलको इन्जिनलाई पनि आराम दिनु पर्यो, उकालो सानो छैन। यो फेरि अलिकति गलत चाहिँ गलत हो, हामीले एकैचोटि तलबाट यति धेरै माथि आउनु चाहिँ यो एक्लोमाटासनको नियमले मान्दैन, शरीरलाई एकैचोटि अक्सिजन लो भएको ठाउँमा पुर्याउनु हुँदैन। तर पनि अब बाध्यता हाम्रो, केही समय भए पनि दूरी घटाउँ मोटरसाइकल जानेसम्म चाहिँ प्रयासै गरौँ भनेर हो। हामी हिँडेको बाटो तल, अब यो कहाँ हो कहाँ हो चिनिँदैन, गाउँ छोडेर थोरै आइएन, खाना खाएको गाउँ तल घारा, त्यहाँबाट पारीको ठाउँहरू चिनिएन, अब कुनो कुनो उता सबै सानो सानो थुम्को जस्तो देखिन थाल्यो। हुन चाहिँ त्यो विशाल विशाल पहाडहरू हुन् त्यहाँनिर, सबै पहेँलो सेतो अनि पारीको चाहिँ निलो देखिन्छ। अब हामीलाई अहिले साँच्चै भन्दा चाहिँ कहाँ गएको गएको, कति टाढा गएको गएको जस्तो अनुभव भइरहेछ। अब त हामीले गाउँघर पनि भेट्ने छैनौँ, माथि चाहिँ त्यो ठाटीमा चाहिँ मान्छेहरू हुनुहुन्छ अरे, त्यो कारणले आशा छ मान्छेहरू भेटिनुहुन्छ भन्ने चाहिँ। तर आज अब मोटरसाइकल राखेरै हामीले हिँड्नुपर्ने अवस्था छ, बिस्तारै बिस्तारै जान्छौँ, समय त छ, जे होस् बेलुकासम्ममा ठाटी पुग्यो भयो।
1: समथलमा सहजै उक्लिन्छ मोटरसाइकल, उकालोमा तान्दै तान्दैन, एकजना ओर्लिनुपर्छ, एकजनालाई मात्रै चाहिँ लान्छ मोटरसाइकलले।
0: तान्दैन हौ तान्दैन,
1: हामी माथि चौर भए ठाउँमा आइपुग्यौँ, समुद्री सतहभन्दा 4950 मिटर उचाइमा। यहाँ जङ्गली जनावरहरू प्रशस्त देखिँदैछन्, सायद यी नाउर हुन्, जङ्गली भेडाहरूको बथान ठुलो रहेछ। यो ठुलो चौर झन्डै 5000 मिटर उचाइमा, मैले अहिलेसम्म मोटरसाइकल पुर्याएको उच्चतम बिन्दु हो यो।
0: हामी यो स्थानमा आइपुग्यौँ, अब यसलाई ठ्याक्कै के भन्छ थाहा छैन, तर मोटर आउन सक्ने सायदै अन्तिम बाटो यो हो। यहाँ त यो अगाडि अप्ठ्यारो छ, बाटो त चौडाइ चाहिँ लान सकिँदैन, धेरैवटा गाडीहरू चाहिँ यहाँ राखेको देखेर हामीले पनि मोटरसाइकल यहीँ राख्यौँ। अब हामी जानुपर्ने सायदै यो भेग हुनसक्छ, यो भेगमा चाहिँ हामीले ठुला ठुला पहाड चट्टानहरू देख्छौँ, पर गोरेटो जस्तो देखिँदैछ। अब यसै हेरेर त निकै 4-5 घन्टै हिँड्नुपर्छ होला, त्यो पहाड छिचोलेर नि कति हो, सुनेसम्म चाहिँ त्यो पहाडको चुचुरोमा कतै छाती छ हामी बस्ने भन्नेसम्म चाहिँ हाम्रो एउटा आकलन छ। हेरौँ अब जे पर्छ भोग्दै जाने हो, अवर चाहिँ नपरियोस् त्यति नै मात्रै कामना छ। अब डङ्की डङ हिँड्ने हो, बाटो त ठुलै छ, तर अहिले मोटर गाडी आउन सक्दैन किनभने सबै यो के भन्ने ढाडहरू ढुङ्गाहरू छ। अब हिँड्ने कता हो, यता पनि गोरेटो छ, यो बाटो चाहिँ फेरि यता गएको छ। अब यतै जान्छौँ हामी, बाटो छोड्दैनौँ, हराउँदैन होला, दुईजना मात्रै छौँ। त्यहाँ पुगेपछि आजको बास थाटीमा बस्छौँ। थाटी मैले सुने अनुसार चाहिँ मोटरसाइकल राखेर त 1 घन्टै पुगिन्छ भन्ने सुनेको, हेरौँ कति टाढा छ, त्यति धेरै त हिँड्नु पर्दैन होला सायदै। हिँडेको 1/2 घन्टा भयो, अब चाहिँ थाटीदेखि यस्तो भाइ, थाटी यहाँ अगाडि दुईवटा चाहिँ हामीले निलो निलो देख्यौँ, पक्का त्यो थाटी हुनुपर्छ, धेरै नै रहेछ। हामी कति 1/2 घन्टा त हिँड्यौँ माथिबाट, थाटी आइपुगिहाल्यो।
1: तल गहिरोमा रहेछ थाटी, घिउमा थाटी भनिन्छ यसलाई। यहाँ बास बस्ने 3-4 संरचनाहरू देखिँदैछन्, हाम्रो बास सायदै यहीँ हुनेछ आज। माथि मोटरसाइकल राखेर करिब 1 घन्टा फटाफट हिँडेर हामी यहाँ आइपुग्यौँ। मोटरसाइकल 4950 मिटरमा राखेर हामी 4850 मिटरमा झर्यौँ। भोलि हिँड्नुपर्ने बाटो पारी देखिँदैछ, थाटीमा कोही देखिनुभयो, सायद बटुवा हो कि त यहाँको रखवालाहरू हुनुहुन्छ।
2: भोलि चाहिँ अलि टाढो छ, आधा घन्टा
3: दिन पऱ्यो,
2: भोलि दिन पऱ्यो, हो
3: दिन पऱ्यो,
4: हिँडेर जान्छ होला नि,
0: हिँडेर त
2: हिँड्नु
4: मात्रै
0: हो।

0: मा छटे
1: हामी त बाइक ल्याएर त्यहाँ राख्यो नि त डाँडामा त्यो गाडीहरू राखेछ नि त्यहाँ राखेर यति त हिँड्यो थोरै
2: साँच्चै भन्दा उहाँहरूले पत्याउनु भएन हामी हिँडेर जाने कुरामा विश्वास गर्नु भएन उहाँहरूले यो भ्यूमा ठाटीबाट घोडामा जानेहरूलाई एक दिन पुरै लाग्छ हिँडेर जान मुस्किल पर्ला नै भन्नुभयो उहाँहरूले जे होस् आज सुरक्षित ठाउँमा आइपुग्यो भोलिको दिन जे पर्ला पर्ला हिँडेरै जानेछौँ हामी यो ठाटी चाहिँ म्याग्दीको शिवालयले सञ्चालनमा ल्याएको रहेछ यो दुई महिना सञ्चालित हुन्छ अब दुई चार दिनमै बन्द हुनेछ यो साउनसम्म मात्र खुल्दो रहेछ यहाँ
1: हामी यो घुम्मा ठाटी भन्ने ठाउँमा आइपुग्यौँ 4856 मिटरको उचाइ हो यो अहिले आएर यहाँ बुझ्यौँ हामी त कति पनि आइएको रहेछ आज भोलि जानलाई धेरै छ बिहान 5-6 बजे नै हिँड्नु पर्यो भोलि भन्ने हामीले सोचाइराख्यौँ किनभने त्यति छिटो हिँड्दा पनि उहाँ चाहिँ 4-5 बज्छ होला सायदै पुग्दाखेरि अब हामी यहाँ बस्छौँ यहाँ बसेर चाहिँ उपाय यहाँ नबस्नुको उपाय छैन किनभने बिचमा अर्को बस्ने ठाउँ छैन दामोदर कुण्ड नै हो अब भोलि चाहिँ हाम्रो वास्तविक सङ्घर्ष सुरु हुन्छ
2: वास्तवमै भोलि हाम्रो सङ्घर्ष पूर्ण दिन रहनेछ भोलि मात्र होइन फेरि फर्केर आउँदा पनि दिनभरि नै लाग्नेछ यो स्थान 4850 मिटरमा छ झन्डै यही उचाइमा छ दामोदर कुण्ड तर बिचमा 5200 र 5700 मिटर अग्ला डाँडाहरू पार गर्नुपर्ने हुन्छ ठाटीभित्र आगो बलियो तातो पानी ताप्दै छ यहाँ खाना बस्न निशुल्क रहेछ ठाटीमा हाम्रो अलावा पोखराको टोली हुनुहुन्छ घोडामा जाने रे उहाँहरू ठाटीमा सेवा दिने घाराको आमा रुकुमबाट सेवा प्रदान गर्न आउनुभएको दाजु हुनुहुन्छ यहाँ उहाँहरूले चाहिँ लेक लागेका बुबालाई डोकोमा हालेर दामोदर कुण्डबाट यहाँ ल्याउनु भएको बुबा लेक लागि फर्किनु भएको अन्तिम अवस्थामा हुनुहुन्छ भने अर्को बुबा चाहिँ यहाँ आइपुग्दै लेक लागिसकेको पनि हुनुहुन्छ घोडामा नअडिएपछि डोकामै ल्याए दामोदर कुण्डमा संरचना बनाउने यी भाइहरूले
1: ल हामी यो ठाटीबाट अब आज बिहानै निस्किन तयारी गर्दैछौँ एकदमै धेरै उसै लागेको छ अगाडिको बाटो पनि देखिने अवस्था छैन बिहानको करिब 7 बजे हामी अब अगाडि निस्क्यौँ करिब 12 घन्टा निरन्तर छिटो छिटो हिँड्दा चाहिँ आज दामोदर कुण्ड पुग्न सक्ने अवस्था छ जहिले पनि बिहान चाहिँ यो बर्खामा मौसम यस्तै हुँदैछ अरे पानी पनि अलिअलि छिटाइरहेको अवस्था छ भोलि फर्केर आउँछौँ कति उकालो रहेछ है बाटो एकैचोटि हामी उकालो हिँड्न सुरु गरेको झन्डै 5151 मिटर आयौँ होला 4800 मिटरबाट हिँडेको बाटो यस्तै छ है उकालो कतै सम्मतल धेरै चाहिँ उकालो छ तल फेरि हामीले खोला तर्यौँ अब खोला तरिसकेपछि फेरि उकालो सुरु भयो अब हामी माथि 5200 मिटरको उच्चतम बिन्दु पुग्छौँ फेरि झर्छौँ भने 5600-5700 चाहिँ हाम्रो अधिकतम चाहिँ उचाइ रहन्छ यो यात्रामा त्यहाँबाट फेरि केही झरेर हामी फेरि दामोदर कुण्ड पुग्नेछौँ
2: यो यात्रामा अब 8 गरेपछि पुग्नै पर्छ दामोदर कुण्डसम्म बिचमा घर संरचना त के ओत लाग्ने ठाउँसम्म छैन रे 5200 कटेर फेरि 4800 झर्ने अनि फेरि 5700 कटेर अन्तिममा 5000 पुग्नुपर्छ अर्थात् उकालो ओह्रालो फेरि उकालो अनि ओह्रालो सबैभन्दा ठुलो समस्या लेक लाग्ने नै हो यही नै अक्सिजन कम भएको अनुभव हुँदैछ हामी जम्मा 5000 मिटरमा मात्र छौँ अहिले
1: बस्ने
2: अगाडिको डाँडा देख्दा हरेस खाइन्छ हिँड्न सकिँदैन होला त्यहाँ त भने यस्तो लाग्छ सायद त्यो 5200 मिटरको डाँडा होला अघि बिहानैबाट लागेको हुस्सु केही कम भयो अब चाहिँ हामी बिसाएको ठाउँबाट वरपर हेर्दा यस्तो देखियो हामी उपत्यकामा छौँ अब कहाँबाट ठाडो उफ्रिनुपर्ने हुन्छ 5200 डाँडा पुग्नलाई 5200 पुगे त केही धारा साउँथ्यो होला सायद
1: हिँडेको 2 घन्टा भयो हामी तलबाट माथिको त्यो सानो डाँडा र ठुलो डाँडा छ 5256 तल्लो डाँडै पुगेको छैन अब तल्लो डाँडा 5200 पुग्यो भने त त्यहाँबाट फेरि ओह्रालो झर्ने हो कति भन्दाखेरि जति हामी आयौँ अहिले त्यति नै ओह्रालो झर्ने त्यही हाइटमा पुग्ने अनि फेरि 5600-5700 मिटरको अग्लो डाँडा चढ्ने भनेपछि यात्रा सजिलो चाहिँ रहेनछ निकै मुस्किल परेछ मौसम अलिअलि खुल्दैछ तल हामी हिँड्दाखेरि जुन तुवालो थियो तुवालो भन्दा नि उसले त्यो चाहिँ अलिक छट्दैछ अब अलिअलि वरिपरिको दृश्यहरू अलिक मजाले देख्न थालेको अवस्था छ
2: हामी 5200 डाँडा चढ्दैछौँ लगभग यही अघि निस्कनेछौँ हामी डाँडामा हेर्दा सजिलो तर हिँड्न गाह्रो छ यता सास तान्न मुस्किल एकैछिनमा स्यास्या भइहालिने

0: उकालो छिचल्दै आएको हामी बालुवाको पहाडमा तेर्सो तेर्सो बङ्ग्याएर गोरेटो चढाइएको छ। छिटो त हिँड्नै सकिँदैन, बिस्तारै बिस्तारै नै हामी चढ्दैछौँ उकालो।
1: त्यो ढुङ्गा चाहिँ कस्तो, यहाँ कतै त्यस्तो खालको चट्टान नदेखिने, एउटा मात्रै ढुङ्गा, सबै छन् भने यो माटेको ढिस्को छन्, कहीँ कहीँ चट्टानहरू सुतेका छन्, तर त्यो चाहिँ उठेको ढुङ्गा अलिकति अनौठो देखिरहेको छ यहाँबाट।

0: यो स्थानलाई भनिन्छ सानो डाँडा। यो सानो डाँडाको कारण भन्नुको कारण चाहिँ यो 52 र 57 मध्येको 52 को डाँडा चाहिँ यो हो। यसको वास्तविक नाम त अर्कै होला थाहा भएन। अब यो ठाउँ चाहिँ ठ्याक्कै फेरि मरुभूमि जस्तो छ। यो वरिपरि यो बालुवै बालुवा भएको सबै यो बालुवाको ढिस्कोहरू परपरसम्म यसरी नै उठेको छ। अर्कै संसार अर्कै दुनियाँमा आएको आभास हुन्छ। यहाँ वरिपरि एकताल दृश्य हेरौँ। अलिअलि हुस्सेले साथ दिएको छैन दृश्य हेर्नलाई। फर्किँदाखेरि हामी यहाँको दृश्य लिनेछौँ र फेरि सायद राम्रो दृश्यहरू भेट्यो भने खिच्नेछौँ। तर यो चाहिँ एकदमै धेरै मनमोहक ठाउँ छ। 5 मिटर हिँड्नलाई एकदमै धेरै अप्ठ्यारो छ। तर हामी बिस्तारै यहाँ आइपुग्यौँ। लगभग 3 घन्टा त भयो। यहाँ त तल जानुपर्छ फेरि ओह्रालो। अनि अहिलेकै हाइट जुन हामी हिँडेको थियो आजबाट, त्यो हाइटबाट फेरि 57 मिटर डाँडा चढ्नु छ। 52 मिटरको यो सानो डाँडा कटियो। अब अलिक मनोबल बढ्यो हाम्रो। सानो डाँडाबाट बाटो ओह्रालो लाग्यो, तर यो ओह्रालो हिँडाइको सम्पूर्ण क्षतिपूर्ति त्यो 57 को ठुल डाँडाले तिराउनेछ।
1: मौसम खुलो यो हुस्से गयो तुवालो भन्दा नि यो हुस्से नै हो, एक प्रकारको बादल हो भनौँ न। धेरै उचाइमा छौँ हामी। अब हामी फेरि तल झरेर उकालो, अनि फेरि तल ओह्रालो, अनि यो ठुलो डाँडा चाहिँ देख्दै डर लागिरहेछ। 57 मिटर पुग्न अब चान्चुने कुरा होइन, फेरि तलै झर्नुपर्छ। लगभग 48 मिटरबाट फेरि 57 मिटर भनेपछि निकै ठुलो चुनौती छ। अहिले नै हामी धेरै थाकिसकेको अवस्था पनि छ।
2: अहिले 10 बजेतिर मौसम खुल्यो। बिहान त हुस्सुले ढाकेको थियो, अब भने दृश्य स्पष्ट हुँदै आयो। सायद अझै सुध्रेला मौसम। अब सन्ताउन्न सयको डाँडा देखियो, अजङ्गको पहाड। अहिले हिउँ नपरेर हो, हिउँमा त यो हिमालय हो। हिँड्नु निकै छ अझै। आफैले हौसला दिनुपर्छ आफैले। यहाँ आएर हरेस खायो भने चाहिँ केही उपाय छैन, निरन्तर अघि बढ्नु छ। बेलुका बास बस्ने ठाउँ पुग्न सकिएन भने के हालत हुन्छ कल्पनै नगरौँ। पाँच हजार मिटर उचाइभन्दा माथि जुनसुकै समय जोसुकैले लेक लाग्न सक्छ। अल्टिच्युड सिकनेस प्राणघातक हुन सक्छ। बिरामी नै भइयो भने पनि फेरि हिँड्न नसकिएला। एउटा आशा छ, पछाडि घोडामा पर्यटकहरू आउँदैछन्। हिजो ठाडीमा सँगै भएकाहरू भन्दा हामी छिटो निस्किएका हौँ।
0: पानी छ, पानी थापेर ल, तातो पानी छ, त्यो मिक्स गरेर खाइदिउँ। खोला रहेछ तल।
2: समस्यामाथि समस्या। अब यहाँ आएर थाहा पाइयो हामीले रेनकोट लगायतका ओतिने लुगाहरू तल नै छोडेछौँ। सामान छाँटेर बोक्ने सिलसिलामा सामान छुट्यो। अब फर्कँदा पानी हिउँ या फाप्रै बसियो भने हाम्रो महाबिजो हुनेछ। यहाँ त जाँदा जति उकालो ओह्रालो हुन्छ त्यति नै फर्कँदा पनि पर्नेछ। गोरेटो यहाँबाट ओह्रालै ओह्रालो झरेको छ। तल खोला पुगेपछि चाहिँ उकालो चढ्नु पर्नेछ सायद। खोला झर्न अझै निकै छ।
1: हामी धेरै तल झर्यौँ। अब यहाँबाट चाहिँ स्पष्ट देखिँदैछ, हुस्से त छ। यो डाँडा कट्नुपर्छ। हुन चाहिँ अब यो सानो देखिएला, तर अब निकै छ। जे होस् यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि त्यहाँबाट सुने अनुसार चाहिँ फेरि केही ओह्रालो अनि तेर्सो भएर दामोदर कुण्ड पुगिन्छ। जे होस् हिँड्नलाई आधी बाटो चाहिँ अलिकति आइएकै छैन, अझै धेरै हिँड्नै छ।

ठाउँ चाहिँ मान्नै पर्छ। यस्तो दृश्यहरू सायदै विश्वको अन्त ठाउँहरूमा पाइएला। एक प्रकारले हेर्दा त यो मरुभूमि नै हो, शीत मरुभूमि अर्थात् चिसो मरुभूमि। यो अप्पर मुस्ताङको पनि कुनाको भेग हो। नेपालको नक्सामा उत्तरमा जुन सबैभन्दा उठेको डल्लो या टुटुल्को परेको भाग छ, हामी त्यही छौँ। हत्तपत्त पर्यटकहरू नआउने ठाउँ हो यो। जति पर्यटक आउँछन् धार्मिक प्रयोजनका निम्ति आउँछन्, अर्थात् दामोदर कुण्डमा पूजा आजा गर्छन्।

0: हेतु भारतीय पर्यटकहरू धेरै आउँछन्। दामोदर कुण्डको महत्व नेपालीलाई भन्दा भारतीयलाई बढी रहेछ। तर हाल चर्को पर्मिट शुल्क भएकोले संख्या भत्तै घटेको बुझियो। पर्यटन सम्बन्धी धेरै नीतिगत समस्या छ हाम्रो देशमा। यो क्षेत्रमा धार्मिक पर्यटनलाई बढावा दिने नीति ल्याउन सके हामीलाई अवश्य फाइदा पुग्नेछ। तर नीति नियम बनाउने निकायलाई सायदै थाहा छैन यहाँ के आवश्यकताहरू छन् भनेर।
1: हामी निकै तल झरेर फेरि यो नदी भए स्थानमा आयौँ। हामी जति चाहिँ तलको ठाँटीबाट हिँडेको थियौँ लगभग त्यही उचाइ करिब करिब चाहिँ झऱ्यौँ। यहाँनिर पनि एउटा ठाँटी देखिन्छ, तर यहाँनिर चाहिँ बास बस्न त सकियो, तर ओड्ने ओछ्याउने र खाद्यान्न चाहिँ आफूसँग हुनु आवश्यक जस्तो लाग्यो। यहाँनिर चाहिँ धेरै ठुलो गल्छी छ, धेरै तलबाट चाहिँ नदी बगेको छ। यस यो नदी जुन छ यो चाहिँ भर्सिया खोला भनिन्छ यसलाई, यो कालीगण्डकी चाहिँ होइन। यहाँबाट चाहिँ हामी फेरि ठुली उकाली भनिन्छ, जुन भयङ्कर ठुलो उकालो छ त्यो ठुल डाँडा जानको लागि लगभग हामी फेरि यहाँबाट 5600 मिटर उक्लिन्छौँ र फेरि झरेर चाहिँ दामोदर कुण्ड पुग्ने अवस्था छ। सरहरू कहाँदेखि आउनुभयो?
2: पोखरादेखि।
1: है, कति दिन लाग्यो यहाँ आइपुग्नलाई? भनेको कुन तरिकाले बिचमा कता कता के गर्दै आउनुभयो?
2: पोखरादेखि जुनसँग आयो अस्तिसँग आयो।
3: हजुर,
2: यो आएर घिर्मी ठाँटी है
3: घोडामा जानुहुँदैछ सबैजना। ए ल, शुभयात्रा सबैजनालाई।
1: उहाँ दुईजना दाजुहरू चाहिँ स्थानीय दाजुहरू, उहाँहरू चाहिँ यहाँ घोडाको सुविधा दिनुहुन्छ। हजुरहरूको घर त कता पो? ए, यारा र घाराको दुईजना हुनुहुन्छ, तर दुईजना यारा यारा हो। फेरि यारा भनेको चाहिँ साथी साथी हो। गाउँको नाम चाहिँ यारा घारा हो।
0: ठाटीमा बसेर घोडामा आउने पर्यटकहरूसँग यहाँ भेट भयो हाम्रो। खोलामा 1 घण्टा जति विश्राम गर्दो रहेछ घोडाले। खाजा पानी यतै खायौँ सबैजनाले। घोडाहरू खोलामै विश्राम गरे, हामी हिँड्न सुरु गरिहाल्यौँ। अबको उकालोमा घोडाहरूसँग सकिँदैन, उछिनेर अघि जानेछन् पक्का पनि। अबको उकालो हाम्रो लागि निकै चुनौतीपूर्ण हुनेछ। यता चाहिँ फर्कँदै गरेको टोली आज बिहान दामोदर कुण्डबाट हिँड्नु भएको। यहाँ विश्राम गरेर खाजा खानु हुँदो रहेछ। उहाँहरू सबैजना घोडामै हो। हामी हिँडेर आएको देख्दा उहाँहरू पनि चकित हुनुभयो।
4: जय दामोदर कुण्ड,
5: जय दामोदर कुण्ड।

0: अब सुरु भयो ठुली उकाली, निरन्तर उकालो, कैयौँ घन्टा लाग्ला कट्नलाई। यो उकालोमा चाहिँ हरेस खानु भएन, नआत्तिकन कटाउनु पर्ने हुनेछ।
1: घोडा त मेरै घोडा था नि।
2: जय दामोदर कुण्ड,
1: जय दामोदर कुण्ड, जय दामोदर कुण्ड, जय दामोदर कुण्ड।
0: यता हामीले छिचोलिसकेको भेग, तल खोचमा भार्से खोला, खोलाबाट सुरु भएको ठुली उकाली, 5700 मिटरसम्म अब उकालै मात्र। तल खोला सायद 48-49 सय मिटरमा थियो होला।
3: कठिन छ है ठुली उकाली, भयङ्कर कठिन छ। सोचे यस्तो सजिलो छैन, गाह्रो छ।
0: घोडाहरूले हामीलाई उछिने, माथि उक्लिसके, हामी तलै छोडियौँ।
3: यो ठुली उकाली दामोदर पहाडको उकालो ले सातो खाएको छ, यहाँ बोल्न पनि हाँस उठिरहेछ। थोरै भएन हिँडेको, हुन त त्यहाँ एउटा फिल्डर पनि देखिँदैछ, त्यो 5600 मिटरको उचाइमा तलको जस्तै। त्यहाँ पुनः धौधौनै पर्यो, हामीलाई निकै मुस्किल परेको छ। हार हरेस खाएको छैनौँ, घोडाहरूले नितर अगाडि गइसक्यो। अब यो भन्न जति सजिलो छ, यो लगभग हामी अहिले 54-55 सय मिटरमा चाहिँ भइराख्दाखेरि हिँड्न कति अप्ठ्यारो हुन्छ भन्ने कुरा चाहिँ यहाँ हिँड्न मात्रै थाहा हुन्छ पक्का पनि। जे होस्, हामी रमाइलो गर्दै आउँदैछौँ, यहाँको गलेको दुःख पीडाहरूलाई चाहिँ हाँसोमा उडाउँदैछौँ। अब हाम्रो मुख्य सर्कस भनेको त्यो ठुलो पहाडको चाहिँ टुप्पोमा पुग्नु हो।

टेक्सी खोला हामी हिँड्दैछौँ एकछिन, धेरै उकालो चढ्नुपर्ने रहेछ अझै, हामी के ओह्रालो चिज हर्यौँ। यो यस्तो खालको आकृति भएको यो फोसिल्स अथवा यसलाई शालिग्राम भनौँ, अलिक च्याप्टर खालको पनि छ यो। खोज्दाखेरि त कति हो कति यहाँ वरिपरि सबै प्रायः ढुङ्गाहरूमा यस्तै खालको चाहिँ आकृतिहरू चाहिँ भेटिन्छ। यो कालीगण्डकीको यो भेग त अब शालिग्रामको लागि एकदमै धेरै प्रसिद्ध नै हो। यहाँ अहिले हामीलाई खोज्नु छैन, तर शालिग्राम लाने हो भने चाहिँ धेरै मात्रामा शालिग्राम यहाँ पाउन सक्ने अवस्था छ।

0: यो डाँडा हामी बिस्तारै नै चढिरह्यौँ। साँच्चै कति मुस्किल हुन्छ यस्तोमा हिँड्न। तल कम उचाइमा त हिँड्नु केही छैन, लेकमा सासफुल छ, एकैछिनमा स्यासे गराउँछ, खुट्टै नचल्न खोज्छ। जसो तसो हामीले ठुलडाँडा उभियौँ, यहाँबाट हिमालको दृश्य पनि खुलेर आयो
1: र अन्तिममा हामीले पनि यो 5600 उचाइको डाँडा छिचल्यौँ। यो डाँडामा एउटा पिलर छ र पछाडि चाहिँ अचम्म आकृतिको एउटा हिमाल देख्यौँ। कुन हिमाल हो थाहा छैन अहिलेसम्म, ठ्याक्कै यो गुरुको रूपमा चाहिँ रहेको जस्तो देखिन्छ हेर्दाखेरि। यहाँबाट अब चाहिँ हामीले केही ओह्रालो याकसम्म तेर्छु तर्पायाँ जानुपर्ने भन्ने सुनेका छौँ। वरिपरि एकताल म देखाउने प्रयास गरौँ। यो पहरबाट देखिने डाँडा हाम्रै नजिकै छ। यो भेग हामीले कटेर आएको तल रेखा जस्तो बाटो देखिँदैछ। योभन्दा तल देखिन्छ अघिको हामीले 5200 मिटरको सानो डाँडा, यसलाई चाहिँ ठुलो डाँडा भनिन्छ। र हामीले यो ठुली उकाली पनि छिप्छिल्यौँ। अब भने बिस्तारै हामी ओह्रालोतर्फ लाग्नेछौँ।
0: हामीले यहाँको उचाइ नापी हेऱ्यौँ, 5650 मिटरको उचाइको डाँडा रहेछ यो। तर घोडावाल स्थानीयहरूले यसलाई 57 डाँडा भनेको पाइयो। 57 डाँडा वास्तवमा 57 डाँडा चाहिँ रहेछ। अब 57 कटेपछि फेरि ढाडस दियौँ आफैलाई। हिँड्न त अझै 3 घन्टा या बढी नै लाग्ला हामीलाई, तर बाटो उकालो पर्ने छैन। अब स्थान यस्तो गजबको छ, मरुभूमिमै हिँडेको आभास हुन्छ यस्तोमा हिँडिराख्दा। यही मरुभूमिमा जङ्गली जनावर चरिरहेको देखिन्छ, सायद नाउर हुने जङ्गली भेडा बथान नै देखियो यता। जमिनमा थोरै चौड छ, यही बीच आहारा खोज्छन् यिनीहरू। यही अघि यस्तो किल्ला देखिन्छ, चट्टानै भिरमा छ किल्ला। हामी जानुपर्ने छ यता पारीको क्षेत्रमा, तर बाटो सिधै त्यता गएको छैन, निकै पर पुगेर घुमेको देखिन्छ गोरेठो। यो किल्ला जस्तो देखिने चट्टान प्राकृतिक हो, तर हेर्दा चाहिँ इटाकै संरचना झैँ देखिन्छ। यता ठुलो क्षेत्रमा यस्तो किल्ला रूपी चट्टान छ। हामी जानुपर्ने भेग हेर्दा मन हात्तिएर आउँछ, त्यहाँ पुग्न निकै समय लाग्नेछ अझ। हामी हिँड्दै गर्दा नै रात पर्यो हिजो, अँध्यारोमा यहाँ आइपुग्यौँ। दामोदर कुण्ड छेउमा यस्तो थाटी छ। हाल मुक्तिनाथ मन्दिरले थाटी सञ्चालन गरेकाले यहाँ खाने बस्ती सुविधा छ, तर अबको केही दिनमा यो थाटी बन्द रहन्छ। कोही बस्दैन यहाँ, थाटीमा ताला लाग्छ साउनपछि, त्यसपछि आउन कठिन हुन्छ। बन्दोबस्तीका सबै सामान आफै बोकेर आउँदा चाहिँ हुन्छ, खाने र बस्ने दुवै। हिजो राति आइपुगेकोले ठाउँ देख्न पाइएको थिएन, आज हेर्दा केही हराभरा स्थान रहेछ यता। यही नजिकै छ दामोदर कुण्ड।
2: हामी हिजो राति निकै साँझ परेपछि, राति 7:30 यहाँ आइपुगेर बस्यौँ। हाम्रो हिजो झन्डै 12 घन्टाभन्दा बेसी हिँडाइरह्यो। यो स्थान चाहिँ दामोदर कुण्ड नजिकैको यो पाटी पौवा भएको स्थान हो। यो यहाँनिर चाहिँ यसलाई ठाँटी भन्ने चलन छ। यहाँ 3 वटाको सङ्ख्यामा ठाँटी छ, एउटा बनिने क्रममा पनि छ। यहाँबाट चाहिँ नजिकै एउटा डाँडा, सानो डाँडा पारी चाहिँ दामोदर कुण्ड अवस्थित छ, र त्योभन्दा पछाडि 3 वटा अन्य कुण्डहरू छन्। तलबाट कालीगण्डकी नदी बगेर गएको छ, हुन चाहिँ यो हिमालबाटै बगेर आउँछ र दामोदर कुण्डलाई छोएर अगाडि बढ्छ। त्यो कारणले दामोदर कुण्ड एक प्रकारले चाहिँ कालीगण्डकीको मुहान पनि मानिन्छ। यहाँबाट चाहिँ तलतिर हेर्दाखेरि वरिपरि हिमाल भएको अवस्था छ, तर आज मौसम बिग्रिदियो, त्यो भएर हिमाल देख्न पाइएन। एकदमै यो एक प्रकारको डाँडा, सुक्खा डाँडाहरू। अहिले यतापट्टिको डाँडाहरू चाहिँ मेरो दाहिनेतर्फ चाहिँ यो हरिया डाँडाहरू छन् भने देब्रेतर्फ सबै फुङ्ग परेका फुस्रा डाँडाहरू।

0: रहेको अवस्था छ।
1: यता पारी चिन नजिकको डाँडा हो, यता कोही पुग्न सक्दैन किनकि खोला तर्ने उपाय छैन। चाइना तर्फका चौरीहरू आएर चर्छन् त्यहाँ। यता एउटा घोडा देखिन्छ नेपालको, चार वर्ष अघि कसै गरी पारी पुगेको घोडा हालसम्म यता फर्किएको छैन रे। खाँडीमा थप निर्माण चल्दैछ। बागलुङ र रुकुमका भाइहरू यता काम गर्दैछन्। समग्र क्षेत्र यस्तो छ, बिहान उठेर छाप्रो परेर हेर्दैछौँ यहाँ वरपरानी। हामीभन्दा उचाइको यो भेग, यहीँ अघि सानो डाँडा छ। यही डाँडा पारी ठुलो क्षेत्रमा घेराबारा गरी राखिएको स्थान छ। यहीँ अवस्थित छ दामोदर कुण्ड। दामोदर कुण्डभन्दा थोरै अगाडि छ चक्र कुण्ड र दुध कुण्ड। कसैले यसलाई रक्त कुण्ड र तामा कुण्ड भन्ने गरेको पनि पाइयो। चक्र कुण्ड बेल चक्र परबाटै स्पष्ट देखिन्छ, गोलाकार चक्र नै छ कुण्डमा। निकै अद्भुत लाग्ने यो प्राकृतिक चक्र देख्दा छ। हामी अब मजाले घुम्नेछौँ दामोदर कुण्ड र अन्य कुण्डहरू। यहीँ स्थानीय दाजुसँग भेट भयो, उहाँ पनि जानुहुनेछ हामीसँग। धाराका स्थानीय छिबी दोजे गुरुङ हामी साथै हुनुहुन्छ। दामोदर कुण्ड आसपास घुमाइदिनु हुँदैछ उहाँले हामीलाई। समुद्री सतहभन्दा करिब 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड, कालीगण्डकी नदीको शिर मानिन्छ दामोदर कुण्डलाई। हिन्दू धर्म अनुसार यहाँ आएर जलको स्पर्श गर्नाले मात्र पनि मुक्ति मिल्नेछ। दामोदर कुण्ड एउटा अद्भुत ठाउँमा अवस्थित असाध्यै ठूलो धार्मिक महत्व बोकेको स्थान हो। मुक्ति क्षेत्रको शिर दामोदर हिमाल र दामोदर कुण्ड हो। यस स्थानको चर्चा विभिन्न पुराणहरूमा हुने गर्छ। धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार दामोदर कुण्ड सेरोफेरोमा भगवान विष्णुको अतिप्रिय स्थान हो। सम्पूर्ण जगतको हित गर्ने हेतु यस स्थानमा कठोर तपस्या गरे विष्णुले। तत्पश्चात यहाँ ब्रह्मा विष्णु र महेश्वरले नै वास गर्न थालेका हुन्। एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्थे।
0: अहिले हामी समुद्री सतहभन्दा ठिक 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड या ओर्किरीमा अवस्थित छौँ। यो दामोदर कुण्ड हिन्दू मान्यता अनुसार चाहिँ यो कालीगण्डकीको मुहान, विष्णुको अवतार मानिने शालिग्राम शिलाको पनि यो उद्गम स्थल लगायत यसको धेरै महत्व त छँदैछ। त्यसै गरी बौद्ध धर्म अनुसार पनि यो ओर्किरी, यहाँ सिधै अगाडि हेर्दाखेरि हामीले बौद्ध चाहिँ जुन धर्मावलम्बीहरूले लामाहरूले लाउने टोपी छ, त्यो टोपीकै पहाडको नमुना पनि यहाँ अगाडि हामी देख्न सक्छौँ। त्यसै गरी धेरै अगाडिदेखि चाहिँ यहाँ बौद्ध धर्मावलम्बीहरू आएर चाहिँ घुम्ने गर्नुहुन्छ। तर अहिलेको अवस्थामा हामीले देखिराख्दाखेरि चाहिँ हिन्दू धर्मावलम्बीहरू अत्याधिक बेसी आउनुहुन्छ, तर बौद्ध धर्मावलम्बीहरू चाहिँ न्यून या भनौँ आउँदै आउनुहुन्न। तर यहाँको स्थानीयहरूसँग हामीले बुझिराख्दाखेरि चाहिँ जति हिन्दू धर्मसम्म यसको महत्व छ, त्यस्तै महत्व चाहिँ बौद्ध धर्मसँग पनि सम्बन्धित छ यो स्थान। र एउटा अपेक्षा चाहिँ के भने, जसरी चाहिँ मुक्तिनाथ लगायत अन्य क्षेत्रमा एउटा धार्मिक सहिष्णुता छ, हिन्दू बौद्ध धेरै अगाडिदेखि मिलेर आएको हाम्रो एउटा इतिहास छ, त्यसै गरी यो स्थानमा पनि एउटा गुम्बा भइदिए चाहिँ कि यसले पनि आफ्नो पुरानो इतिहास जुन बौद्ध धर्म अनुसार लुकाएको छ त्यो चाहिँ उजागर हुन्थ्यो कि भन्ने चाहिँ एउटा अभिलाषा पनि रहेको छ।
1: यस ठाउँमा बौद्ध धर्मावलम्बीहरूको पनि आस्था रहेछ। मन्दिरका साथै यहाँ गुम्बा भइदिए बुद्ध धर्मावलम्बीहरूको भ्रमण हुने थियो कि भनी लक्काट्नुहुन्छ स्थानीय बासिन्दा।
2: अब खालि हिँडो मात्रै भएर हाम्रो जग्गा हिँडोको चाले त भएन सर, के अरे बुद्धको टोपी लानु परेछ त्यहाँ होइन, त्यहाँहरू छ उतातिर घोडाको काँटे छ, अरे अरे खोलातिर उहाँको पाराहरू सबै छ। अनि यहाँ बुद्ध बस्छले हाम्रो ओर्किरी भन्नुहुन्छ कि नाम ओर्किरीमा चाहिँ अब ओ भन्नु त उहाँको लामाको बुद्ध धर्मको सबभन्दा सुरुको आशिष ओ भयो होइन, रि भनेपछि त अब पखाइ भयो कि अरे त्यसै हो सर। पूजा पाठ त हुँदैन सर, हुँदैन अब बुद्धको अलिकति हिन्दू धर्महरूको धेरै चलन नभएर, अरे कहिले कहिले अब यस्तो चल्दै गयो भने त पूजा हुन सक्छ सर।
1: एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्थे। हाल पनि यहाँ स्नान गरे रोगव्याधबाट मुक्ति मिल्ने, विष्णुको सामिप्यता पाइने, पाप नाश हुने र अर्को जन्ममा सुख प्राप्त हुने विश्वास छ। यो क्षेत्रमा आउँदा मृत्यु भए वैकुण्ठ धाममा पुगिने विश्वास छ। रोचक कुरा त यदि मुक्तिनाथ या दामोदर कुण्डमा आफन्तको मृत्यु भए भारतीय तीर्थयात्रीहरू हर्षित हुन्छन् रे स्थानीयहरूबाट सुनेको हामीले।

0: हामी दामोदर कुण्डबाट अब अघि बढ्दैछौँ। माथि थप दुईवटा कुण्डहरू रहेका छन्। यो स्थान कति सुन्दर देखिन्छ, मन नै यसै शीतल हुने यहाँ घुमिराख्दा। यत्रो विशाल मरुभूमिय क्षेत्रहरू कटेर आउँदा यो 5000 मिटर उचाइको स्थानमा यति हराभरा स्थान देख्दा विश्वासै नलाग्ने। यहाँ यति नै सेरोफेरो मात्र स्वर्ग समान लाग्छ। दामोदर कुण्डमा भगवान विष्णुको बास छ। यहाँ गण्डकी देवी नदीको तपस्या अनुसार विष्णु गण्डकीको पुत्र शालिग्राम भएर बसेका हुन्। यो क्षेत्रमा अत्याधिक पाइने शालिग्रामलाई विष्णुको रूप मानिन्छ। यहाँ वरपरको काली नदी, हिमालहरू र विशेष गरी दामोदर कुण्ड क्षेत्र भगवान विष्णुको विचरण गर्ने मूल थलो मानिन्छ। दामोदर कुण्ड सेरोफेरोमा भौतिक ठूला मन्दिरहरू त छैनन्। एकजनाले हेलिकप्टरमा सानो मन्दिर ल्याएर स्थापित गरेका रहेछन्। वास्तवमै हिन्दू धर्मावलम्बीहरूको निकै ठूलो तीर्थ हो दामोदर कुण्ड।
1: दामोदर कुण्डबाट करिब 5 मिनट मात्रै अगाडि आउँदाखेरि थोरै दूरीमा नजिकै भनौँ यहाँ दुईवटा अन्य कुण्डहरू छन् जसमा चाहिँ हामी देख्न सक्छौँ सबैभन्दा माथिल्लो चाहिँ चक्र कुण्ड। त्यहाँ चाहिँ माथिबाट हेर्दाखेरि चक्र जस्तै देखिन्छ आकृति भने यो तल्लो चाहिँ दुध कुण्ड। यसको दुधकै जस्तो स्वरूप छ, सेतो छ पानी र यहाँ पानी तल बगेर फेरि सानो कुण्ड सानो भएको छ। यी कुण्डहरू त्यति ठुला चाहिँ छैनन्, सानो सानो आकृतिका छन्। अब यहाँदेखि वरिपरि केही टाढा फेरि अन्य कुण्डहरू छन्, तर यो जुन दामोदर कुण्ड क्षेत्रको प्रमुख कुण्डहरूमा चाहिँ हामीले दामोदर कुण्ड, चक्र कुण्ड र यो तलको दुध कुण्डलाई लिन सक्छौँ।
0: चक्र कुण्डभित्रको चक्र निहालेर हेर्यौँ हामीले, यो ढुङ्गाले बनेको चक्र त हुँदै होइन, हेर्दा लेउजै हो कि भन्न सकिन्छ, यही हो भने यकिन हुँदैन। धेरै पहिलेबाट यो चक्र यसरी नै अवस्थित छ, मानव निर्मित चक्र त हुँदै होइन। समय अनुसार भइरहने भू हलचलले पनि यी कुण्डहरूमा क्षति पुर्याएन। यो एउटा व्याख्या गर्न नसकिने चमत्कार नै हो। चक्र भए स्थानमा अन्य क्षेत्रभन्दा गहिरो छ र पानीमा त्यही तरङ्ग पनि छ।
2: अब हाम्रो यो द्वित ताल लेख्नु भएको छ सरहरूले होइन, यो द्वित तालको तलको तालको नाम हामीले होमकुण्ड भन्छ हाम्रो भाषाबाट। माथिको कुण्ड त चक्र कुण्ड हो।
3: यो छेउछेउमा देखिएको मन्दिरहरू चाहिँ
2: छेउछेउमा देख्ने मन्दिरहरू अब हिन्दूहरूले राख्नु भएर हेलिकप्टरमा दुःख गरेर उहाँहरूले राख्नुभएको मन्दिर हो। यो त पहिला पुरानै जलपटन हो, हामी जन्मेभन्दा अगाडि नै कुरा हो यहाँनिर, त्यतिखेर हामी जन्मेको थिएन होला, यहाँ त पहिलाकै हो।
0: कुण्डकै छेउमा पूजा गर्ने स्थल छ, अस्थायी रूपमा मन्दिर छ यहाँ। याद रहोस् प्राय भक्तजनले यसै कुण्डलाई दामोदर कुण्ड पनि मान्नुहुन्छ, विशेष पूजा आज यही कुण्डमा गरिन्छ पनि। समग्रमा यी सबै दामोदर कुण्ड क्षेत्र नै हुन्। यता तल दामोदर कुण्ड, बीचमा केही खाली भाग छ, तलबाट कालीगण्डकी वन छ र यता चक्र कुण्ड र दुध कुण्ड अवस्थित छ। बौद्ध धर्मावलम्बीहरूले निर्माण गर्नुभएको छोर्तेन या माने डाँडामा अवस्थित छ।

0: माथि डाँडामा छोर्तिन भएछौमै बौद्ध धर्मावलम्बीहरूले पूजा गर्ने स्थल छ। यहाँ वडा सदस्य जीव र मैले आफ्नै तरिकाले डोग्यौ। यस ठाउँमा आएर मनका कुरा चिताए पुग्ने विश्वास छ। सम्पूर्ण मानव जातिको कल्याण होस्, विश्वमा शान्ति छाओस्, नेपालमा सुख आओस्, समृद्धि आओस्, शान्ति कायमै रहोस् मेरो मनदेखि कामना छ। लामाको टोपी जै देखिने पहाड यताबाट झन् स्पष्ट रूपमा देख्न पाइयो। हामी फर्केर दामोदर कुण्डतर्फ जाँदैछौ। यहाँ बीचमा कुनै कुण्ड थियो, सायद हाल सुकेको झै देखिन्छ। दामोदर कुण्ड सेरोफेरोमा कुश भेटियो। अचम्मै लाग्ने यहाँ कुश उम्रेको देख्दा।
1: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु। जस्तो अहिले यहाँनिर चाहिँ हामीले यत्रो यो नाङ्गो डाँडाहरू काट्यौँ, मरुभूमि जस्तो बालौटे ठाउँ बट्यौँ, अब यो ठाउँमा चाहिँ कुश उम्रिन्छ। फेरि कुश चाहिँ मजाले प्रशस्तै उम्रिन्छ। यो दामोदर कुण्डमा म छु, यो वरिपरि पनि कुश उम्रिन्छ। तर के छ भने तीर्थालुहरूले चाहिँ आएपछि अब कुशलाई चाहिँ चढाउने हुनाले चाहिँ यहाँ नजिकै चाहिँ अहिले चाहिँ कुश थोरै मात्रै हामीले खोज्दा मात्रै भेटिन्छ। यहीँदेखि अलिकति तलतिरपट्टिको यो पहाड छ झन् त्यहाँ चाहिँ अहिले त्यति पर्यटकहरू जाने कामै पर्दैन, यतै आउनुहुन्छ। त्यो पर्वतमा चाहिँ कुशै कुश छ, फेरि प्रशस्त कुश छ, किनभने त्यहाँ त कसैले त्यो टिप्ने या काट्ने

0: र पाएको छैन. यो चाहिँ एउटा रोचक कुरा यहाँ रहिआएको पनि छ. यहाँ प्रशस्त पुस्तनीय पनि लामो लामो आएको छ. यहाँ तलको यो धारीहरूको बुस चाहिँ यो तीर्थालुहरूले चाहिँ चढाउनलाई चाहिँ लिएर गइसक्नु भएको छ. अचम्मै हो नि सर, यस्तो ठाउँमा कुस है. यता तल तातो ठाउँमा हुने चिज हो त्यो, यहाँ फल्नु भनेको चाहिँ यहाँ तल त्यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ अचम्मकै कुरो. तपाईँहरूको गाउँतिर पनि कुस हुँदैन नि सर, तल हुँदैन. यति उचाइमा हुन्छ फेरि तपाईँको 3500 उचाइमा हुँदैन, 5000 मिटर उचाइमा फेरि कुस हुन्छ. अचम्मै छ यो. दामोदर कुण्ड यात्रा गर्नु अघि केही कुराहरू विचार गरेर मात्र यात्रा सुरु गर्नुहोला. मुख्य कुरा त यहाँ थाटीहरू सधैँ सञ्चालन हुँदैनन्, जेठदेखि साउन महिनासम्म थाटी चल्छन्. पहिले बुझ्नुहोला, नत्र फेरि बिजोगमा परिएला. आफ्नो स्वास्थ्य अवस्था हेरेर बुझेर मात्र यता आउनुहोला, किनभने 5200 र 5700 मिटर उचाइ पनि चान्सुन होइन, लेक लाग्न सक्छ. सबैले हिँडेर यात्रा गर्नु, भरसक घोडामा आउनु. हिँड्दा केही बढी सकस अवश्य पर्छ. यतातिर मोबाइल नेटवर्क चल्दैन, फोन सम्पर्क हुनै सक्दैन, त्यो पनि विचार गर्नुहोला. ठाउँ चिसो छ, तातो ज्याकेट र पानी परिहाले उति नै रेनकोट नछुटाउनु होला. आफूसँग पर्याप्त नगद राख्नुहोस्, यता अन्य कुनै माध्यम छैन. खासै पैसाको काम पनि छैन. घोडा शुल्क हाल रु 10000 बुझियो. घोडाले उकालो चढाउँछ, ओह्रालोमा आफै हिँड्नुपर्ने हुन्छ. घिउमा थाटीबाट एकै दिनमा दामोदर कुण्ड पुग्नै पर्छ, फर्कदा एकै दिनमा झर्नै पर्छ. बीचमा बास छैन कतै. यता मानवीय संवेदना सहयोग इत्यादिको अपेक्षा नराख्नुहोस्, पैसा चल्छ अरू चल्दैन. घोडामा आउनु या फर्कनु मात्रको पनि उति नै शुल्क हो, फर्किन्छु मात्र भन्दा पनि उति नै लाग्नेछ. अन्य देखेका र भोगेका तर यहाँ भन्न नमिल्ने तितो अनुभव पनि छ. व्यक्तिगत सम्पर्क गरे भनौँला बरु. भिडियोलाई आज यहीँ टुङ्ग्यौँ. यति धेरै मेहनत गर्छौँ हामी, एउटा लाइक गर्नुहोला भिडियो मन परेमा चाहिँ. यस्तै ठाउँहरूको भिडियो अझै आउनेछन्. पूर्वी ब्लू च्यानल सब्सक्राइब गरिदिनुहोला. आजलाई भने सम्पूर्ण टिमसहित म सचिन पनि बिदा माग्छु. धन्यवाद. एउटा यस्तो यात्रा जहाँ हिँड्दै गर्दा तपाईँलाई थाहा हुँदैन म कुन देशको भूमिमा छु भन्ने. कहिले नेपालको पास्ता ताप्लेछु त कहिले भारतको सिक्किम, पत्तो नै नहुने कता हो कता. यसो हिँडिराख्दा दर्जनौ पोखरीहरू भेटिँदै जाने. पोखरीलाई नै सोध्न मन लाग्ने तिमी कुन देशका हौ भनेर. एउटै पोखरी दुईवटै देशमा पाइने तर अस्तित्व फरक.
1: हाँडी पोखरी हो, हाँडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ.
0: यात्रामा अनेक गोठ भेटिन्छन्, कुनै नेपालमा कुनै सिक्किम तर्फका. भुटिया दाजु बस्ने सिक्किमको गोठ पुग्नेछौँ हामी.
2: 10-12 वर्षदेखि नै पालेको, पहिला फुटबल हुँदाखेरि चाहिँ बाउको पालामा थियो, गाउँले नै थियो.
3: आमा यो चाहिँ कसरी यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त के भन्छ यसलाई?
4: यसले हाम्रो कुराबाट फिट्टा भन्छ, फिट्टा
3: फिट्टा
4: फिट्टा नेपाल कुराबाट फाटी. यताबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद. यहाँसम्म आइदिनु भएकोमा, सिक्किम सिक्किमलाई माया गरिदिनु भएकोमा.
0: लक्ष्य त सिक्किमको लक्ष्मी पोखरी पुग्ने हो, तर यसरी सल्लाह गरियो कुनै एक दिशामा हिँडियो. जता हिँडे पनि हुने, धेरै ठुलो क्षेत्र यो. ठाउँ ठाउँमा सीमा स्तम्भ भेटिन्छ. नाम मेटिन आँटेको दयनीय अवस्थामा हल्लिँदै गरेको नेपाल भारत सीमा स्तम्भ पाइन्छ.
5: लेखेको पनि मेटिने अवस्था भएको कारणले यहाँ साथीहरूले चाहिँ यसलाई अलिकति केही हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ. अब यसलाई अब अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ. तर हाम्रो तर्फको यो झन्डै मेटिनै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो.

0: हामी झापाबाट इलाम जिल्ला हुँदै भास्कर र ताप्लेजुङको लेकहरू घुम्नलाई निस्क्यौं। ताप्लेजुङ छिर्दै मेची राजमार्गलाई गणेशचोकमा छोड्यौं। थर्पूबाट कच्ची बाटो करिब 4 घण्टा गाडीमा कटायौं र कालीखोला भन्ने स्थान पुग्यौं। कालीखोलाबाट एक दिनमा नुनथला बस्यौं, अर्को दिन तिम्बुङ पोखरी पुग्ने गरी नै हिँड्यौं। तिम्बुङ छेउको यो रेड पाण्डा होटलमा हामीले रात बितायौं र अब अगाडिको यात्रा सुरु गर्दैछौ। आज
1: यो हामी भएको स्थान नै करिब 4250 मिटर उचाइमा छ र यहाँबाट थोरै उचाइमा तिम्बुङ पोखरी

0: आज मौसमले साथ दियो भने हामी त्यतैबाट लक्ष्मी पोखरी पनि पुग्नेछौँ। हेरौँ, हिजोसम्म चाहिँ मौसम एकदमै खराब थियो, पानी पर्ने हुस्सु लाग्ने भइरहेको थियो, आज बिहान चाहिँ मौसम सफा छ, आशा गरौँ हामी त्यहाँसम्म पुग्न सक्नेछौँ।
1: होटलबाट हामी अघि बढ्यौँ। तिम्बुङ दर्शन गर्नु अघि हाडी पोखरी पुग्नै पर्छ भन्ने मान्यता रहेछ। यो हाडी पोखरी नेपालतर्फको, भरे उता सिक्किममा पनि भेटिन्छ रे हाडी पोखरी। हाडी पोखरी दर्शन पश्चात थोरै उचाइ चढेपछि पुगियो तिम्बुङ पोखरी। समुद्री सतहभन्दा 4340 मिटर उचाइमा अवस्थित सुन्दर ताल तिम्बुङ पोखरीमा बन्दुक पड्किएको आवाज आउँछ र यसको पानीको निकास पनि अचम्म लाग्दछ। तिम्बुङ पोखरी क्षेत्रको अर्को विशेषता यो केन्जो फूल, अति आकर्षक टावर जै देखिन्छ यो दुर्लभ वनस्पति।
0: केन्जो या पदमचाल, यसको दुईटै नाम छ, केन्जो पनि भनिन्छ पदमचाल पनि भनिन्छ, तर यो जुन फुल र यसको जरा दुईटाको नाम चाहिँ केन्जो र पदमचालको अवस्थाले चाहिँ बुझिन्छ। एकदमै ठुलो जडीबुटीको रूपमा पनि रहेको छ र यो लगभग यो जुन तिम्बुङ पोखरी क्षेत्र छ यो चाहिँ केन्जोको लागि एकदमै धेरै प्रख्यात क्षेत्र पनि हो। यो हामी एकदमै रेयर अर्थात् यो दुर्लभ वनस्पतिको रूपमा पनि लिन सक्छौँ। यो फुल हो एक प्रकारको वनस्पति नै हो भनौँ, यसको यो टावर जस्तो आकार हुन्छ र यो हामीले पारीको भित्तैभरि यो देख्न सक्छौँ। अहिले अलिकति केही समय बितिसक्यो, यो फक्रिएर चाहिँ पत्ता पात हुन्छ, पछि त्यो अवस्थामा पुग्न आँटेको चाहिँ हामी देख्न सक्छौँ भने, अहिले पनि यद्यपि यो भदौको महिनाको अन्त्यतिर पनि यहाँनिर चाहिँ यसरी चाहिँ केन्जोहरू फुल फुलेको चाहिँ हामी वरिपरि प्रशस्त रूपमा चाहिँ भेटाउन सक्छौँ।
1: झट्ट हेर्दा अङ्ग्रेजी 8 आकारको तिम्बुङ पोखरी अति कम पर्यटकले भ्रमण गर्ने गन्तव्य हो। पोखरी आफैमा सुन्दर, यहाँ आइपुग्ने पदमार्गबाट देख्ने दृश्यहरू अब्बल, यहाँ आउँदा बाटैभरि खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू खुलिसकेकाले अब यो स्थानले धेरै पर्यटक पक्का भित्राउनेछ। भ्रमणसँगै एउटा बिर्सन नसकिने सम्झनाहरू दिन्छ तिम्बुङ यात्राले।
0: हामी अब तिम्बुङ पोखरीबाट पनि अझ अघि बढ्यौँ। अबको हाम्रो गन्तव्य भनेको लक्ष्मी पोखरी। हामी तलबाट अलि धर्मरमै थियौँ, यदि मौसम खुल्यो भने अगाडि जाने, मौसम बिग्रियो भने त फेरि उपाय रहँदैन भन्ने थियो। मौसम केही बिग्रिँदै त छ, तर अहिलेसम्म चाहिँ यसो हेर्दाखेरि चाहिँ सफा नै भएको अवस्था छ। करिब 3 घन्टा हामीलाई लाग्छ छिटो हिँड्दाखेरि लक्ष्मी पोखरी पुगेर त्यहाँको दृश्यहरू हेर्छौँ भने, फर्किएर फेरि यही बाटो चाहिँ अब फेरि म्याराथन हुँदैछ, कसरी लेकमा चाहिँ मान्छेहरू कुद्नुहुन्छ अनि कसरी विजेताहरू घोषित हुन्छ, जहाँ चाहिँ यसरी हिँड्दै चाहिँ स्यास्या महसुस हुन्छ, त्यहाँ चाहिँ कसरी चाहिँ मान्छेहरू धावकहरू चाहिँ कुद्नुहुन्छ, त्यो चाहिँ दृश्यहरू आउँदैछ। यो लेकमा कुदेको रमाइलो दृश्यहरू र यता सिक्किमतर्फको हाम्रो भूभाग नेपालको भन्दा पारी त्यहाँको चाहिँ सुन्दर पोखरीहरू धेरैवटा छन्, त्यो सबै दृश्यहरू हेर्दै हेर्दै यो लेकको जनजीवन गोठहरूको चाहिँ आनन्द लिँदै नै हामी अगाडि बढ्दैछौँ।
1: बिहान त मौसम सफा थियो, बिस्तारै तलबाट बादल थपिँदैछ, हामी थप उचाइ उक्लिने हो, आशा गरौँ त्यता मौसम सफा नै हुनेछ।
2: ल, हाम्रो मिसकल सर उहाँ चाहिँ एकदमै धेरै समस्यामा हुनुहुन्थ्यो हिजो, अहिले ठिक छ सर स्वास्थ्य?
3: अहिले एकदम ठिक सर।
2: यो 43-44 सय मिटरमा हिँडिराख्दाखेरि
3: एकदम रमाइलो छ,
2: हजुर,
3: नेचरहरू पनि एकदम सुन्दर सुन्दर ठाउँहरू छ।
2: अहिले स्यास्या हुने हिजोको जस्तो त्यस्तो
3: होइन सर, हिजो बाटोमा पानीले अलिअलि भिजेर टाउको चिसो भएछ, राति टाउको चिसिरहेको थियो,
2: लेटी आएको त होइन,
3: होइन, बिहान उठेर हिँडेदेखि एकदम
2: रमाइलो गर्दैछौँ।
1: हामी हाल पाँचथर जिल्लामा छौँ। तिम्बुङ पोखरी पाँचथर र ताप्लेजुङ सिमानामै थियो, अब यसअघि करिब 1.5 किलोमिटरमै पुगिन्छ नेपाल भारत सिमाना। हामी नेपाल भारत सिमानाबाट कहिले नेपाल कहिले भारत हुँदै नै अघि बढ्नेछौँ, गन्तव्य लक्ष्मी पोखरीलाई राखेर। यी यसरी ठडिएका ढुङ्गा मलाई चाहिँ मानिसले नै ठड्याएका हुन् कि झैँ लाग्यो, तर धेरै ठुलो क्षेत्रमा यसरी नै ढुङ्गाहरू उभिएका देखिन्छन्।
2: यो बाटो हिँडिराख्दाखेरि हामीले अत्याधिक रूपमा यस्तो यो ठडिएका ढुङ्गाहरू देख्यौँ, अब यसै हेर्दा लाग्छ यो त कसैले मानिसले नै यो ठड्याएका हुन्, तर हामीले यसो बुझ्दाखेरि यहाँ स्थानीयहरूले भन्दा पनि यी प्राकृतिक रूपमा ठडिएका ढुङ्गा हुन्। हाम्रो गोरेटो पनि अहिले चट्टानको बिच यस्तै ठडिएको ढुङ्गाहरू बिच नै गएको छ, साना साना चट्टानका चाहिँ पत्रहरू भएको ढुङ्गा छ, अर्थात् ठुलो चट्टान चाहिँ होइन, त्यसैको चाहिँ सानो भागहरू चाहिँ चुटिएर रहेको अवस्था, यो कुनै समयमा भएको भूसिराले चाहिँ चट्टानहरू सानो सानो अवस्थामा छन्। एकदमै रमाइलो वातावरण छ, एकदमै यो लेकको चाहिँ यात्रा धेरै रमाइलो भइरहेको अवस्था पनि छ। यो हामीले वरिपरि हेर्दा यसरी ठडिएका ढुङ्गाहरू यहाँ मात्रै होइन सम्पूर्ण क्षेत्रमा नै यसरी नै ठडिएको रूपमा देख्न सक्छौँ।

0: कतिपय ढुङ्गा त मानिसले ठड्याउन नसक्ने बढेमानका पनि देखिन्छन्। वास्तविकता जे होस्, दृश्य चाहिँ उचित छ। यता समुद्री सतहभन्दा 4300 मिटर उचाइको यो भूगोल, सबैभन्दा उत्कृष्ट त यहाँ हिँड्ने पदमार्ग, ढुङ्गाको बगैँचा नै भन्न सकिन्छ यसलाई। हामी सबै दङ्ग पर्यौँ यस्तो स्थान आइपुग्दा। बिस्तारै हुसुले छोप्दै ल्यायो, बाटो पहिल्याउन पनि मुस्किल गराइदिन्छ बाक्लो हुसुले।
1: अहिले हामी पाँच थरमा छौँ कि ताप्लेजुङमा छौँ?
2: अहिले हामी यो पाँच थरको सेरेले भन्ने पोइन्ट हो। यो चाहिँ यो पोखरीबाट झन्डै झन्डै 10-15 मिनट ओतिरपट्टिको एरिया हो, अनि सेरेले भन्ने ठाउँमा चाहिँ डाँफे पनि बस्ने एरिया हो। तर अब अहिले चाहिँ उभौलीमा चाहिँ अलिक माथि भएको हुन्छ, अब फर्केर आउँदा चाहिँ
1: हिउँ पर्ने बखत,
2: हिउँ नै पर्दाखेरि चाहिँ फेरि तल अलिक तल झर्छ। असोजको आसपासमा चाहिँ सेलेले आसपासमा चाहिँ बासै भुस्छ डाँफे चाहिँ, यो डाँफे पाउने एरिया सेले देखियो हजुर।
0: भित्ता या भुइँ सबैतिर भदौरे फुलहरू फुलिरहेका, यो क्षेत्रमा यता कता कस्तुरी मृगहरू पनि चरिरहेको देखिन्छन् रे। यही फुलमाथि कस्तुरी वस्त्र रुचाउँछन् रे, यसलाई कस्तुरी फुल त्यसकारण भनिएको रहेछ।
2: यो चाहिँ कस्तुरे झार पनि भन्छ, अनि त्यस पछाडि सँगसँगै यसलाई भदौरे पनि भन्छ। भदौरे चाहिँ तपाईँको भदौमा फुल्ने भएर हजुर। कस्तुरे फुल चाहिँ किन भन्छ भने कस्तुरी चाहिँ यहाँ माथि बस्छ,
1: कस्तुरी मृग सहग्रमा चाहिँ म चाहिँ यसलाई चाहिँ भुइँकुलहरू भन्छु होइन, तर यसको पनि त अब आफ्नो आफ्नो नामहरू हुन्छ।
2: यो चाहिँ धेरै यो हाम्रो यो अल्टिच्युडको नेपालको धेरै भूभागमा भइदिन्छ, लगभग कभर।
0: यस्तै फुल बगैँचा र हरियो चौरबिच नै गोरेटो बढेको छ, निकै रमाइलो महसुस हुँदैछ यस्तो बाटोमा हिँड्न पाउँदा।

0: रोमिङमा चाहिँ यहाँको चौरी चाहिँ तल फालेलुङ चाहिँ नपुग्छ।
1: यो चाहिँ फालेलुङ तिलाकै चौरी हो,
0: फालेलुङ फलोटको एरियाको संस्थाको भोट हो, संस्था नै चौरी अरे। यो जति चौरी फेरि चौरी भन्दाखेरि यता चाहिँ यो उराङलाई पनि हुन्छ नि,
1: यो चाहिँ
0: डी
1: डी अनि प्योर चौरी
0: प्योर चौरी।
1: भाइ हुनुहुन्छ भित्र?
0: भाइ चाहिँ हाम्रो
2: के छ हौ यहाँ त? आमामा रेलो रहिदलो पो रहेछ त हौ।
0: के पुग्छ
2: हाम्रो थर्मस भर्न पुग्छ? पुग्छ होला, त्यसैलाई यसो म्यानेज गरी हेरौँ।
0: Who is a flower is the victim?

0: भएको छ, फर्किने बेकार फर्किँदै पनि छ।
1: ए उम्लेको धेरै छ पानी, यति भए त आज बाँच्यो नि त हामी, किन अगाडि आउँछ फेरि अर्को बोटहरू छ होइन, अनि तातो पानी भेटिँदैन, एटलिस्ट यति तातो पानी भयो भने हामी आजलाई पुर्याउँछौँ जसरी भए पनि
2: गोठ पुग्छ।
1: सिक्किमतिर पनि मान्छेहरू
2: गोठ छ, सिक्किम साइडमा पनि
1: हजुर,
2: अनि त्यहाँनिर

0: नजिकै अब आज हामीले धुत्ने चाहिँ एउटा मात्रै गोठा
1: ए त्यहाँभित्र छुदा त्यो धेरै नै गोठा अनि त्यो बोर्डरको नजिकै चाहिँ एउटा मात्रै गोठा
0: अनि हामी अब लक्ष्मी पुगेर घरतिर आएर त्यो गोठमा अनि खाजा यसो खाजा खाजा खाएर
2: गोठमा सिक्किमको गोठमा खाएर नेपाल छिर्छौँ नि
3: पाथरको पहाडलाई सिक्किमतर्फबाट आएको हुस्कुले छोप्दै फुल्दै गर्दैछ हामीलाई त सिमानाले संकुचित बनाएको छ प्रकृति निर्वात स्वतन्त्र छ यही प्रकृति चाहिँ खुल्ला सबैतिर चार्न सक्दैन मान्छे हाम्रो सीमितता छ सकिँदैन यसलाई उछिन्न हाम्रो मनमा यस्तै यस्तै कुरा खेले भावुक पनि बनायो निकै कुनै एक स्थानमा होइन प्राय सबैतिर यसरी नै ढुङ्गाहरूकै नदी छ फुल सबैतिर उसै गरी भेटिन्छन् एउटा अलग दुनियाँ फरक संसारमा आए चाहिँ हुँदैछ

0: सर, यो फोनलाई चाहिँ के भनिन्छ?
1: अहिले चाहिँ हामीले माई कोपिला भेट्यौँ हामीले। यो माई कोपिला भन्ने एउटा जडीबुटी नै हो यो चाहिँ, अनि यो चाहिँ हामीले मेन चाहिँ काटेको ठाउँमा, आलो काटेको ठाउँमा, तपाईँको तत्काल काटेको ठाउँमा हामीले थोरै यो रुवा चाहिँ त्यहाँ प्रयोग गऱ्यौँ भने त्यो खुन रोप्ने काम चाहिँ यसले तत्कालै बन्द गरिदिन्छ। यो चाहिँ एकदम अचम्म तरिकाले
0: खुन रोप्ने काम बन्द गर्छ, खुन रोप्न खुन बग्ने काम चाहिँ बन्द,
1: खुन आउँदै गरेको अब ठुलो काटिएको छ भने पनि, अब धेरै ठुलो काटिएको छ भन्दा अलिक असम्भव हुन्छ, तर पनि त्यो बगिराखेको खुनलाई यसले चाहिँ झ्याप्पै रोकिदिने काम गर्छ।
0: यो दुर्लभै हो कि प्रायः
1: यो क्षेत्रमा चाहिँ पाइन्छ, तर अब खासै अरूतिर चाहिँ खासै थाहा
0: भएन।
1: यो तोपेकोला एरियातिर पनि मैले देखाएको थिएँ। यो चाहिँ यसरी रुवा झिक्न सकिन्छ, यो फुल मार्नु परेन। हामीले यसलाई चाहिँ जुन हामीले अघि यो खुन रुवाई खुन बग्ने क्रम चाहिँ बन्द गर्ने भन्ने कुरा गर्थ्यौँ, यो रुवाले गर्ने हो। यो रुवा मात्रै पनि हामीले उखालेर यसलाई चाहिँ युज गर्न सकिन्छ।
0: यो सिधै बाटो चाहिँ कता गयो? हामीले त कुरेटो छोड्यौँ, अब लगभग
1: कुरेटो छोडेर हामी चाहिँ अब यो जम्ला पोखरी बोर्डर एरिया सिक्किम साइडतिर लाग्दैछौँ। यो बाटै बाटो चाहिँ तपाईँको यो 4 किलोमिटरको नयाँ ट्रेल बनायो हो। यो चाहिँ पास पासै हुँदै तपाईँको यो बाटो मछुडी गयो भने पाहाडे मेङ्गो मोड गइरी हुँदै तपाईँको मेजरको डाँडा हुँदै चिया भन्दै त्यही डाँडा चाहिँ फलो गर्दै जानुहुन्छ भने हामी तल यो फलोट सन्दकपुरसम्मको रुट कनेक्ट गर्छौँ।
0: त्यसो कुरै त चाहिँ राम्रै गएको छ,
1: यो अलिकति तलसम्म चाहिँ राम्रै गएको छ, अनि त्यस पछाडि तल चाहिँ गाउँले गोठाले बाटो भएको छैन।
0: त्यही यता सिक्किम लाग्यौँ,
1: सिक्किममा
0: लसी पोखरी। तिमी जाने के अरे पाँचतरतिर, म जाने सिक्किमतिर भन्नुपर्छ है। गाइड राम्रो लानु भएको छ भने त
2: त्यो अलिकति यो यस्तै अँध्यारो भयो पोखरीबाट चुप्रुमा पसिन्छ, त्यो अलिकति भइरहेको
1: ए त्यसको साइड
2: साह्रै बाक्लो लाग्छ।
1: चुप्लुङ्गा त पसिँदैन होला,
2: पसिन्छ त्यो कहाँ गर्छ, तर माथिकै छ नि,
1: हामी माथि भ्यू पोइन्ट मात्रै धुने ए मलाई चुप्लुङ्गै नपस्ने।
2: त्यो तल तल पुग्नुहोस्, फेरि तलबाट एउटा बाटो आउँछ, त्यो बाटो आयो भने लगाएको पर्छ, त्यहाँबाट जानुहोस्। अब यो घुम्ने धर्मना चाहिँ यहाँ कहाँ घुम्ने चाहिँ यो बाटो नछोडी हो, यसो ओह्रालो लाग्नु पऱ्यो, एउटा बाटो यता उकालो आउँछ, त्यो चाहिँ फेरि जम्ले आउने अरे, हिँड्दा आउँदा चाहिँ छिटो हुने भयो होइन।
3: तिम्बुङबाट पास्थर फर्किने टोलीले पानी मागी खानुभयो र बिदा हुनुभयो। उहाँहरू पास्थरतर्फ, अब हामी भने सिक्किमतर्फ नै उकालियौँ। अब केही उचाइमा नेपाल भारत सिमाना भेटिन्छ अरे। उसुले भने बर्बादै बनायो, अहिले झ्याप्प छोपेको छ, तर आशा गरौँ केही छिनमा खुल्नेछ मौसम। हामीसँग सिङ्गो दिन बाँकी नै छ अझै,

0: उहाँ अमीर राई, पर्यटन व्यवसायी। आजको हाम्रो प्रमुख गाइड उहाँ, धेरै अनुभवी। यस्तो भेगका धेरै यात्रा अनुभव साट्नुहुँदैछ उहाँले। अब यसअघि चाहिँ अलिक झुकिन सक्ने भूखण्ड छ अरे, हामी भने नछुटिकन सँगै हिँड्नुपर्ने हुन्छ। यसै पनि हुसुले केही देखिएको छैन। यस्तोमा साथीभाइसँग अलग भइयो भने फेरि समस्यामा परिन्छ, रुमलिन सकिन्छ। यही अघि नेपालतर्फ पर्ने जोडी पोखरी या भनौँ जुम्ल्या पोखरी रहेछ। हाम्रो दुर्भाग्य, मौसम सफा नभएर केही देख्नै पाइएन।
1: हामी केही अगाडि बढेर यो 26 नम्बर पिलर नेपाल भारत सिमाना भए स्थानमा आइपुग्यौँ। यही तलतिर जुम्ल्या पोखरी छ। अहिले एकदमै मौसम चाहिँ प्रतिकूल भएको कारणले हामीले केही नै देख्न सकेको अवस्था छैन। यो पिलर हेर्दा पनि अलिकति जीर्ण अवस्थामा छ, यो हल्लिने अवस्थामा छ, अनि हाम्रो नेपालतर्फको चाहिँ लेखेको पनि मेटिने अवस्था भएको कारणले साथीहरूले चाहिँ यसलाई अलिकति केही हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ। अब हामी यहाँबाट बिस्तारै अगाडि बढ्छौँ, यो क्षेत्रको भ्रमण गर्दै गर्दै सकेसम्म हामी लक्ष्मी पोखरी पुग्न प्रयास गर्छौँ। तर मौसमले चाहिँ हामीलाई अलिकति 10 मिटर अगाडिसम्म पनि देख्न नसकेको अवस्था चाहिँ त्यो अवस्था भइरहेको छ। अहिले हाम्रो यो नेपालतर्फको चाहिँ झन्डै मेटिसकेको अवस्थामा भएको कारणले हाम्रो सर शुभ नाम सर
2: दुर्गापालको उहाँ जनप्रतिनिधि पनि हो, नगरपालिका वार्ड 4 निर्वाचित जनप्रतिनिधि पनि हो। जनप्रतिनिधि आफैले चाहिँ यो सिमानाको यो भोगिलास अवस्था देखेर यहाँ जे छ यो चाहिँ विशेष गरी महिलाहरूले श्रृङ्गार प्रयोग गर्ने साधनलाई उहाँले चाहिँ यो सिमानाको श्रृङ्गारको लागि प्रयोग गर्नुभएको छ। हेर्नुहोस्
1: कतिलाई अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ। तर हाम्रो तर्फको यो झन्डै मेटि नै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो।
3: थोरै किताब पनि नेपाल देखेर
1: यो त मजाले पानी पर्यो भने तर पनि एउटा मायाको रूपमा चाहिँ लिन सकियो किनभने हामीसँग भएको स्रोत साधन यहाँ महिलाहरू भएको कारणले लिपस्टिक मात्रै भयो, यो लेखमा अरू रङहरू हुने कुरो भएन, त्यो कारणले लिपस्टिक प्रयोग गरे। अनि के पो गरेको छ
2: अनि यो पिलरमा चाहिँ झन्डै यति मान्छे चाहिँ सायदै
1: भइसक्यो भने

0: अब यात्रा लक्ष्मी पोखरी तर्फको हाम्रो होस्टेलले चाहिँ केही देखिएको छैन सर
1: है
0: साह्रै
1: एकछिन बस्छ
0: झोलामा छ खानेकुरा त तर अब यहाँ कहाँ खाने भन्ने होइन
1: अलिक अगाडि
0: अगाडि
2: चाहिँ
3: खाता अर्काको
2: होइन त्यहीको है त
0: अहिले हामी भारतको भूभाग खुवाएर हिँड्दैछौँ यो सिक्किमको पानी ढलोको यतापट्टिको क्षेत्र भएर करिब अब दुई अढाई घन्टा त लाग्ला बिस्तारै जाँदा लक्ष्मी पोखरी पुग्छौँ हेरौँ आशा गरौँ मौसम खुल्दा त्यहाँभित्र फेरि सिक्किमको गोठमा पसेर खाना खाने अथवा खाजा खाने पनि योजना छ आशा गरौँ यो हुस्से चाहिँ हटोस् तर हामी निरन्तर अगाडि चाहिँ बढ्ने नै छौँ
4: अब हामी भारततर्फको भूभाग गएर यात्रा गर्दैछौँ भारतको सिक्किम पर्छ यता यहाँ वास्तवमा प्राकृतिक सिमाना नै रहेछ पानी ढलो वाटरसेडको आधारमा पहाड़को एकातर्फको ढलान भारत अर्कोतर्फ नेपाल पानी पर्दा जता बहाव हुन्छ बहावले नै देश छुट्याउँछ
0: कति राम्रो ठाउँ रहेछ है तर बेला बेला यसरी खुलिदिन्छ वरिपरिको केही चट्टाने भूभागहरू देखिन्छ फेरि मौसमले धोका चाहिँ दिइरहेछ हेरौँ
4: के हुन्छ देश फरक भए पनि भूगोल उस्तै ढुङ्गा चट्टान पहाड उस्तै प्रकृति त्यही नै हो मानिसले सीमा छुट्याएका नहुन् कति फरक छैन अघि नेपालको र यता भारतको दृश्यहरू केही फरक गोठ देखियो सिक्किमको गोठ रहेछ त्यता यो भेगमा तल सिक्किमको कुनै ठाउँबाट आएर एकजना दाजुले चौरी गोठ बनाएर बस्नु भएको रहेछ हामी नेपाली सबै सिक्किमको यो मानवीय बसोबास भएको गोठ छिर्दैछौँ हामी साथै नेपालबाट आएको कुकुर पनि छँदैछौँ

0: खेदा यार हाम्रो कुकुरलाई त इन्डियाको कुकुरले सिक्किमको कुकुरले नेपालको कुकुर खेदाइदियो
1: सिक्किमका पासाङ भुटियाको यो गोठमा उहाँको परिवार नै बस्नुहुँदो रहेछ। आमा र छोरीका साथ उहाँ चौरी पालन गर्दै यतै धेरै जसो समय बिताउनुहुन्छ। उहाँको घर चाहिँ तल सिक्किमकै गाउँमा रहेछ। बुवाकै पालादेखि यसरी नै जीवनयापन चल्दैछ उहाँको।
2: हामी यसो भिडियो गर्दै गर्दै
3: तपाईँको
2: त साह्रै हेर्छ म त
3: धेरै धन्यवाद
2: धन्यवाद। सिक्किममा पनि हेरिदिनु भयो एकदम खुसी लाग्यो है हजुर।
3: सिक्किममा म सर मेरो टाउन कति छ
2: ए है
3: कतै पर भेटौँ भनेर कहाँ भनेर
2: सोच्यो धेरै धेरै खुसी लाग्यो।
1: यो छङ्गापानी
2: छङ्गापानी
1: ए छङ्गापानी यो छाँगै झर्दो रहेछ नि त
3: यहाँ यहाँनिर छ
1: ए तल छ भने झर्नैबाट झर्छ यो खोला
3: ए पोखरी छ।
1: यो गोठ थाप्नु भएको कति भयो?
3: सुन्नु त पैसा थियो
1: पुरानै हो
3: पुरानै हो तर त्यसमा अलिकति फर्जला हटायो फेरि त्यसपछि अब परिवर्तन भएर अहिले 10-12 वर्ष भयो
1: दस बाह्र वर्ष भइसक्यो
2: भित्र छिरेर हेरौँ त है
1: म त यता हो
3: नमस्कार
1: धन्यवाद। अझै हेर्नु होला यहाँको भिडियोमा आउँदैछ
4: सबैजनालाई फेरि पनि सिक्किममा स्वागत मेरो तर्फबाट ए हुन्छ हुन्छ।

0: यो तोरी पालनलाई चाहिँ रोक लगाउने सरकारले निर्णय गर्यो। त्यस पछाडि चाहिँ चौरी मास्ने भइसकेपछि चाहिँ उहाँ चाहिँ फेरि नेपाल साइडमा गएर पनि चौरी पालन गरेरै
1: धेरै राम्रो
0: नेपालको चौरी ग्याङ भन्ने ठाउँमा गएर धेरै वर्ष त्यहाँनिर चौरी पालन गर्नुभयो,
1: चौरीलाई बचाउनु।
0: अनि फेरि त्यस पछाडि जब यता चौरी पाल्ने अनुमति पाउनु भयो यतापट्टि त्यो चौरी पालनलाई खुला गर्यो अनि फेरि आफ्नै
2: अहिलेको सरकारले
0: फर्केर आएर यसले चौरी पालन गरिराख्नु भयो।
2: पालेको त पहिला 10-12 वर्षदेखि नै पालेको, पहिला
3: पुतल
2: हुँदाखेरि चाहिँ बाउको पालोमा थियो, चौडी नै थियो। अनि त्यसपछि पाल्दा पाल्दै हामी यही गोडला दुईजना छौँ, अनि हामी दुईजना छौँ छोरीहरू, अनि छोरा बुहारीहरू त उँदै घर जोडै छ, उँदो उँदो छ।
1: हजुरको घर चाहिँ यहाँदेखि कति टाढा पर्छ?
2: मेरो एक दिनको बाटो हो, हजुर, एक दिनको बाटो।
1: अनि चौरी चाहिँ अब तल सर्छन् कि अझै माथि सर्दै जान्छन्?
2: चौरी अब अन्तिम यिनै सर्छ, अब यहाँ झर्दै झर्छ, एक दिन भर चाहिँ उन्दो उन्दो झर्दै झर्दै यता अब त्यो सन्दकपुरसम्म नै जान्छ, फलोरसम्म
3: सर्दै
2: जान्छ। हजुर
3: कतिवटा
2: चौरी? 70 जस्तो छ हजुर। हजुर
3: सबैले दुध दिन्छ कि?
2: हजुर त्यस्तै अब आधी जस्तोले दिन्छ, आधी चाहिँ अब थाहा हुन्छ, कोही बेला ब्याउँछ अर्को सालमा, अर्को सालमा अर्को जस्तो परिबन्धक हुँदै।
3: दुध त बिक्री हुँदैन?
2: दुध त बिक्री हुँदैन, यही घिउहरू बनायो, छुर्पीहरू बनायो।
1: यो छुर्पीहरूको चाहिँ माग राम्रै छ?
2: माग छुर्पीहरू राम्रै छ हजुर, त्यस्तै हजुर हजुर। अनि पहिला पहिलादेखि परेको छैन, हामी यस्तो यस्तै अब पेसा गरेर अब अहिले एक दिन टाइम पास पनि हो यस्तो गर्दै, अनि कोही हिसाब मिलेर भेट्दै अन्त यस्तै छौँ।
1: यसै नेपालबाट घुम्दै आउने पर्यटकहरू पनि निस्किन्छन्?
2: पर्यटकहरू आउँछ हजुर, आउँछ कस्तो नेपालको पनि आउँछ हजुर, चिन्जान भएपछि आउँछ यहाँनिर खानु व्यवस्था यसो भएपछि।
1: त्यतिकै चिन्जान नभएकोहरू घुम्दै घुम्दै पनि यता पुगेको छ कि छैन?
2: अनि त्यो पनि आउँछ हजुर।
1: कस्तो लाग्छ नेपाल?
2: एकदम आउँदा खुसी लाग्छ, एकदमै सबै जति नै आए हामीलाई एकदम खुसी नै छ सबै जग्गा।
1: कसैलाई यता मतलब सिक्किमतिर पो बस्छु भनेर मन लाग्यो भने यसो बस्ने व्यवस्था त छैन?
2: व्यवस्था त अप्ठ्यारो हुन्छ
3: हजुर,
2: जानु परेको हुन्छ, हुन्छ एक दुई रात बस्दा त केही सोचेको पर्दैन।
0: धेरै धेरै चाहिँ
2: हजुर।

0: सरी
1: अप्ठ्यारोमै परिहाल्यो
0: हजुर हजुर सहयोग पाइन्छ पाइन्छ हो त्यो पनि पाइन्छ अब तपाईँहरू अब धेरै टाढोबाट आउनुभयो यस्तै फेरि फेरि आइदिनुहोस् अब एकदम खुसी तपाईँको धेरै सम्झेको थियो तपाईँको पहिला पनि धेरै हेरेको यो जहाँ जहाँको लाउनु भएको नपऱ्यो यस्तो
1: आमा यो चाहिँ कसरी यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त के भन्छ यसलाई
2: यसले हाम्रो कुराबाट फिट्टा भन्छ फिट्टा
1: फिट्टा
2: फिट्टा नेपाल कुराबाट फाटी
1: फाटी
2: फाटी
1: यसको प्रयोग भनेको चाहिँ आगो फुक्नलाई
2: आगो फुक्नले यो सुविस्ता हुन्छ
1: यो केले परेको हुन्छ आमा यो त झोला जस्तो देख्छु म त
2: यो त खास गरी छालले बनाउँछ अहिले छाल पाउनु छोड्यो यो पालले बनाएको त्रिपाल गाडीको उठले
1: गाडीको उठले भन्नु
2: थालाले बनाउँछ मारेर बनाउँछ
1: यसको मुख्य प्रयोग भनेको त आगो फुक्ने
2: आगो फुक्ने मात्रै हो त्यति मात्रै हो
1: यो पहिलेदेखि नै हजुर चाहिँ गोठमा बसोबास गर्नुहुन्छ कि के कसो छ
2: अब हामी उहिलेदेखि नै पोस्तो पालेर पोस्यो परै छैन यस्तै पोस्तो पालेर पोस्यो
1: पहिले केटाकेटी हुँदा पनि गोठतिरकै बास
2: हो केटाकेटी हुँदै गोठदेखि नै पोस्यो
1: होइन अर्को घरहरू पनि देखिएन नजिकै त त्यो कहिले कहीँ त डर लाग्दैन
2: के कोठ छ यहाँ तल मुनि अहिले तपाईँ गहिरो लागेर नडिएको छ यहाँ तल छ उत्तम छ त्यो बिमार के भयो भने छ ग्रुपै छ
1: सर अब फेरि आफ्नो घर पुग्नलाई त एक दिनै हिँड्नु पर्छ
2: आफ्नो घर पुग्नलाई त अब बिहान गयो भने बेलुको त पुग्छ
1: ए भनेको तपाईँहरूलाई त्यस्तो अप्ठ्यारो छैन कि
2: है त साह्रो बोली गयो भने त यो फौजीले पनि सही भयो गरिहाल्छ
1: अप्ठ्यारो चाहिँ के हुँदो रहेछ आमा यहाँ बस्दा लेकमा बस्दा
2: हामी त अप्ठ्यारो त के छैन तपाईँहरू आउनु भयो राम्रो भयो फेरि पर्दैसी आउँछन् राम्रो
1: कहिले काहीँ यसरी आउँदा खुसी लाग्छ
2: खुसी लाग्छ
3: तपाईँहरू उताबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद यहाँसम्म आइदिनु भएकोमा सिक्किमलाई माया गरिदिनु भएकोमा धन्यवाद
4: हामी गोठबाट निस्क्यौँ र अघि बढ्यौँ अबको गन्तव्य लक्ष्मी पोखरी लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा अनेकौं अन्य तालहरू भेटिन्छन् रे प्रायः ठुलै आकारका तालहरू छन् यता तर ताल चाहिँ भनिँदैन यहाँ सबै पानीका दहलाई पोखरी नै भनिन्छ यता सबैजना अहिले सिक्किमको गोठ सम्बन्धी गफ गर्दैछौँ हामी अचानक त्यहाँ पुग्दा गोठवासी निकै हर्षित हुनुभएको थियो सपरिवार नै कति राम्रो आतिथ्य छ उहाँहरूको यति प्रतिकूल वातावरणमा उहाँहरूसँग राम्रो गफगाफ गर्न पायौँ हामी पनि निकै हर्षित भयौँ यहाँको यस्तो ठाउँमा यति मिठो सत्कार पाउँदा गोर्खा सबैजनालाई फेरि पनि धन्यवाद हामी उस्तैदेखि नै भूगोल छिचुल्दै अघि बढ्यौँ गोरेटो जस्तो चाहिँ छ तर त्यति स्पष्ट छैन हिँड्नलाई अप्ठ्यारो छैन जहाँ जतैबाट ढुङ्गा तर्किँदै हिँडे पनि हुने यो स्थानमा एक्लै दुक्लै यात्रा गर्नु चाहिँ उचित हुँदैन सबैतिर हेर्दा उस्तै देखिनाले हराउन सकिन्छ अहिले अमीरजी हुनुहुन्छ हामीसँग र ढुक्क छौँ नत्र यहाँ सजिलै रुम लिन सकिन्छ एकजना जानकार व्यक्ति बिना यहाँ हिँड्न चाहिँ म सल्लाह दिन्न लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा कतै लामपोखरी पर्छ अरे हामी लामपोखरीतर्फै बढ्दैछौँ अहिले हामी समुद्री सतहभन्दा 44-45 सय मिटर उचाइमा होलाउँ हाल निकै फरक अनुभव अत्याधिक रोचक लागिरहेको छ यो यात्रा यति निर्जन ठाउँ यहाँ हामी बाहेक कोही पनि मानिस भेटिँदैन घर त हुने कुरै भएन टाढा टाढा दूरीमा गोठहरू चाहिँ छन् रे मानवीय चलपल त शून्य प्राय नै छ यहाँ रहेछ लामपोखरी निकै लम्बाइ भएको ठुलो पानीको दह अगाडि विशाल चौर छ लामपोखरीको दृश्य एक तहमाथि चढेर हेर्दा उत्कृष्ट देखिन्छ अरे हामी चट्टानको माथिल्लो तहतर्फ चढ्दैछौँ
1: हामी बसेको खाजा खाएको गोठबाट मात्र
5: चाहिँ 10 मिनट जति अगाडि हिँडिसकेपछि यो लामपोखरीमा हामी आइपुगेका छौँ। लामपोखरी लामो भएरै होला सायद यसलाई लामपोखरी नामाकरण गरिएको हुनसक्छ। यो चाहिँ सिक्किमको भूभागमा पर्छ, भारतको। लगभग हामी त हिँड्दै आउँदाखेरि कहिले नेपाल कहिले सिक्किम हुँदै नै हिँड्दैछौँ, तर अब यो भूबनोट उस्तै छ, मात्र एउटा पोलिटिकल बााउन्ड्रीले छुट्याएको भेग। तर हामीले त्यहाँ होटलमा चाहिँ अथवा भनौँ त्यो गोठमा चाहिँ गफहरू गरिराख्दाखेरि चाहिँ एकदमै यो सहृदयताको चाहिँ अनुभूति पायौँ। र यो ठाउँहरू हेर्दा लाग्दैन यो भारतको भनेर, किनभने अब भूगोल त्यही हो, अत्याधिक सुन्दर क्षेत्रहरू छन्, चाहे नेपाल होस् चाहे भारत होस्, प्रकृति त्यही हो। र यो एउटा जुन मनमा आनन्द हुन्छ त्यो चाहिँ यो भेग चाहिँ हिँड्दाखेरि मात्रै पाइन्छ। पूर्वको क्षेत्रमा मैले यति राम्रो लेखहरू चाहिँ सायदै भेटेको थिइनँ यो हाम्रो पूर्वी क्षेत्रमा चाहिँ। र एकताल म रिकमेन्ड गर्छु, यदि यहाँहरू चाहिँ तिम्बुङ पोखरी आउनुहुँदैछ भने चाहिँ यो अहिले हामी हिँडेको बाटो लक्ष्मी पोखरी र यो लाम पोखरी अनि हाम्रो जुन जम्ल्या पोखरी थियो त्यो अगाडिको त्यो सबै भेगहरू चाहिँ एकताल भ्रमण अवश्य गर्नुहोला।
4: हुस्टुले एकैछिनमा छोपिदिन्छ, एकैछिनमा खोलिदिन्छ दृश्यहरू। धन्न पानी चाहिँ परिहालेको छैन आज। हामी निरन्तर उचाइ नै चढ्दैछौँ। हाल अमीरजीले यहाँको भूगोलको वृत्तान्त बताउँदै जानुहुँदैछ। हाल हामी भएको स्थान भारतको सिक्किम नै पर्दो रहेछ। यता पर्यटक त्यति आउँदैनन् खासै। भारतीय सुरक्षाकर्मी बेला बखत सीमा गस्तीमा चाहिँ हिँड्छन् रे। आज हामी बाहेक अन्य कोही भेटिएकै छैन। अमीरजीले फेरि सचेत गराउनु भयो, अब हामी छुट्टिएर नहिँड्ने, बाटो अल्मलिन्छ एक्लै परियो भने। अमीरजीले यो भेगमा धेरै यात्रा गरेकोले उहाँलाई चाहिँ सबै भूगोल र बाटोहरू याद छ। नौलो मानिसका लागि त यो चक्रव्यूह नै हुनेछ। अझ आज हुसुल आएकोले केही देखिएकै छैन, थोरै पर नै के छ थम्ब्याउन सकिन्न कहिले काहीँ त।
6: ल, यो पर देखेको चाहिँ कान्छी पोखरी रहेछ है, तर अलिअलि मधुरो मधुरो देखिँदैछ।
4: हामी फेरि ढुङ्गेन बाटो भएरै उभियौँ। उचाइ निकै चढिँदैछ अहिलेसम्म। कति सुन्दर बगैँचा यो, प्राकृतिक बगैँचा। यस्तो भूगोलमा प्राकृतिक रम सम्मेलन कति कुशल देखिने। यी राता भदौरे फुल, कालो चट्टान, हरियो भुइँ, आज आकाश चाहिँ निलो देखिएन। हिँड्नलाई गोरेटो या बाटो नै चाहिँ नचाहिने, ढुङ्गेन भेगमा जसरी बाहिर चलाए पनि हुने। यसै हेर्दा गाई बस्तु गोठाला हिँड्ने गोरेटो पनि देखिन्छ कता कता।

0: यहाँ आएपछि अर्को पोखरी भेट्थ्यो, यो हाडी पोखरी रहेछ। नेपालतर्फ पनि हाडी पोखरी थियो, नाम एउटै तर दुईतिर नै पर्दो रहेछ फरक फरक हाडी पोखरी। कहिले उसले पुरै सोध्छ पोखरीलाई, कहिले सफा भएर खोलिदिन्छ पनि।
1: अहिले चाहिँ हामी लक्ष्मी पोखरीतर्फ जाँदै गर्दाखेरि चाहिँ बाटोमा चाहिँ हामीले सिक्किमको हाडी पोखरी, यो चाहिँ हाडी पोखरी हो। अब हाडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ। अब कस्तो छ भने तिम्बुङ दर्शन चाहिँ हाडी पोखरी दर्शन नगरी अपुरो हुन्छ, अधुरो हुन्छ भन्ने एउटा मान्यता छ उतापट्टि नेपालपट्टि। भने यतापट्टिको लक्ष्मी दर्शन गर्न आउँदै गर्दाखेरि पनि हाडी पोखरी चाहिँ, अब मौसम खुलेको बेलामा त बाटैबाट दर्शन हुन्छ, मौसम नखुलेको बेलामा चाहिँ अलिक देखिँदैन। र पनि अब हामी यहाँ छौँ, अहिले हाडीमा छौँ, थोरै मासतिर गएपछि हामी लक्ष्मी

ठ्याक्कै यो मौसम चाहिँ कस्तो भइरहेको छ भने हामी हिँड्दै जान्छौँ, हामी सँगसँगै मौसम खुल्दै जान्छ। अब यो भेग जुन सेतो देखिँदैछ यो चाहिँ अहिले हामीले हेरेको हाडी पोखरी हो। ठ्याक्कै हामी बस्छौँ अनि खिची सक्छौँ अनि ठ्याक्कै पर्दा लाग्छ अनि फेरि अगाडि जान्छौँ फेरि खुल्छ। एकदमै रमाइलो भइरहेछ, एकदमै यो मौसमले पनि झिस्काइरहेछ हामीलाई। यो मलाई चाहिँ के लाग्यो भने एक प्रकारले त यो तहगत रूपमा पोखरीहरू रहेछन्, सायदै योभन्दा माथिको लस्की पोखरीबाट पानीको निकास या झर्के देखिन्छ र हाँडी पोखरी बनिएको छ भने हाँडी पोखरीबाट तल झरेर चाहिँ लाम पोखरी बनिएको हो कि त भन्ने मेरो अनुमान रह्यो, किनभने एउटै तहमा यिनीहरू चाहिँ लेभल लेयर लेयरमा तह तहमा बसेका छन्। अब यहाँनिर चाहिँ अलिकति बेसी उचाइ भएको कारणले सास फेर्नु नै अप्ठ्यारो छ, अलिकति हिँड्न कि स्यास्या हुने अवस्था छ। हामी तिम्बुङ पोखरी भन्दा सायदै केही उचाइमा छौँ, मलाई यसै अनुमान गर्दा चाहिँ हामी 4500 या 4600 मिटरको बिचमा छौँ कि त भन्ने एउटा अनुमान छ। अब हामी केही अगाडि गइसकेपछि ठ्याक्कै लक्ष्मी पोखरीको दर्शन मिल्ने अवस्था।

अबको हाम्रो अन्तिम गन्तव्य यताको लक्ष्मी पोखरी। अब यही अहिलेको पहाड़को अर्कोतर्फ गहिराईमा लक्ष्मी पोखरी अवस्थित रहेछ। यता सिक्किमको लक्ष्मी पोखरी लक्ष्मीको वासस्थल हो भन्ने बुझियो। तिम्बुङ पोखरीमा विष्णुको वास छ रे। यो क्षेत्रको ठूलो पोखरी चाहिँ लक्ष्मी पोखरी र तिम्बुङ पोखरी नै हुन्। अन्य दर्जन बढी पोखरी छन् केही साना आकारमा। यो भेग घुम्नलाई चाहिँ अत्यन्त रमाइलो हुने रहेछ। यता भारततर्फ त कुनै व्यवस्थित होटल छैन, तर नेपालतर्फ तिम्बुङ पोखरी नजिक होटल छ। तिम्बुङ पोखरी आउने एउटा प्याकेज नै रहेछ। यदि तिम्बुङ आउने हो भने यो भेग घुम्न चाहिँ छुटाउनु हुँदैन पक्का। दिनभर यहाँ घुमेर बेलुकी बास बस्न नेपालतर्फको होटल सहजै पुग्न सकिन्छ। या त प्याकेज लिएर तिम्बुङ र लक्ष्मी पोखरी दुवै घुम्नु, या त होटलकै जानकार व्यक्ति लिएर यता आउनु। तर एक्लै दुक्लै आफू खुसी चाहिँ यता नआउनु फेरि सल्लाह दिन्छु म। यता सबैतिर उस्तै देखिन्छ, धेरै उचाइ भएकोले हुसु लागिरहन सक्छ। यहाँ आएर अलमल परियो भने अप्ठ्यारोमा चाहिँ परिन्छ नै। यहाँ यस्ता चुच्चे डाँडाका कैयन तहहरू छन्। एउटा कटेर अर्कोतर्फ जाँदा फेरि उस्तै नै आउँछन् भूगोल। ढुङ्गा या चट्टानको बनावट पनि उस्तै नै लाग्छ। ठाउँ चाहिँ यति गजबको छ भनेर साध्य छैन, दृष्टि आफै बोल्छ यस विषयमा चाहिँ। हामी अब लक्ष्मी पोखरी पुग्नै लाग्यौँ। साथीहरूको एउटा टोली अघि नै पुगिसकेछ पोखरी। हामी उहाँहरूलाई पछ्याउँदैछौँ। यति मनोहर वातावरणमा खुलेर मजा लिँदै अलि ढिलो गरेर हिँड्दैछौँ हामी। नेपालतर्फको कुनै गोठबाट हामीले पछ्याउँदै आएको कुकुर हामी साथै छ। यो हो लक्ष्मी पोखरी, निकै उत्कृष्ट र विशाल पनि। हामीभन्दा अघि आउने साथीहरूले लिनुभएको दृश्य यो। ठिक्क उसु हराएको बखत यस्तो देखिँदो रहेछ पोखरी। हामी पछाडि ढिलो गरी आउने साथीहरू यहाँ आइपुग्दा उसुले सबै छोपिदियो।

देख्न पाएकै छैनौ पोखरी अहिलेसम्म। यत्रो दुःख गरेर यहाँ आइसकेपछि पोखरी नहेरी फर्किने कुरै भएन। बरु घन्टौँ प्रतीक्षा गर्नेछौ, समय निकै बाँकी नै छ।

0: एकजना साथी तल जानुभयो पोखरी, फेरि एकैचोटि तल गएको छ कि के छ देखिएको छैन। हामी यसरी प्रतीक्षा गरिरहेको छौँ सबैजना साथीहरू, तर यतापट्टि खुलेको छैन, तर आकाश चाहिँ फेरि खुलेको छ र आशा गरौँ केही छिनमा खुल्छ कि। हामीले करिब झन्डै घन्टा भयो यहाँनिर पर्खेको। यो लक्ष्मी पोखरीको माथिल्लो भित्तामा यो सबै केन्जो पदमचाल भित्तैभरि देख्न सकिन्छ। यसरी नै यो चट्टान भूमिमा प्रशस्त पदमचालहरू छन्। हामीले धेरै समयसम्म लक्ष्मी पोखरी खोलिदिन्छ कि भनेर प्रतीक्षा गऱ्यौँ, तर करिब एक डेढ घन्टासम्म पनि नखुलेपछि अब मौसमलाई हामीले जित्न सकेनौँ। अब वास्तवमा लक्ष्मी पोखरी चाहिँ यो यात्रा गर्दाखेरि यो भेगमा भेटिने एउटा ठुलो मध्येको पोखरी आकारको हिसाबले चाहिँ र महत्वको हिसाबले पनि यो भयङ्कर ठुलो चाहिँ महत्व बोकेको पोखरी हो। भनिन्छ लक्ष्मी पोखरी चाहिँ साक्षात देवी लक्ष्मीको चाहिँ बास रहेको स्थान हो। यो स्थानमा आएर दर्शन गर्दाखेरि चाहिँ धन लाभ हुने, अलिकति मनमा भएका चाहिँ इच्छा आकांक्षाहरू पूरा हुने एउटा चाहिँ विश्वास रहिआएको छ। हाम्रो धेरै समयको प्रतीक्षा पश्चात पनि पोखरी नखोलिदिएपछि हामीले पोखरीसँग नै माफी माग्दै यहाँबाट चाहिँ फर्किएर चाहिँ जानुपर्ने अवस्था रह्यो र हामी अब यहाँबाट फेरि फर्किएर तल जान्छौँ र त्यहाँबाट चाहिँ भोलिको लागि चाहिँ जुन एउटा तिम्बुङ क्षेत्रमा चाहिँ एउटा यो तिम्बुङ ट्रेल रन चाहिँ आयोजना भएको छ त्यसको चाहिँ फेरि दृश्यहरू राख्छ र लेकमा जहाँ चाहिँ हामीलाई सास फेर्न पनि मुस्किल हुन्छ त्यहाँ चाहिँ प्रतिस्पर्धीहरूले धावकहरूले कसरी चाहिँ प्रतिस्पर्धामा भाग लिनुहुन्छ र कुन चाहिँ एउटा क्षमता देखाएर चाहिँ दौड लगाउनुहुन्छ अबको हाम्रो दृश्य चाहिँ त्यो नै रहनेछ।
1: पोखरी यही छ भन्ने लक्षण चाहिँ बुझियो, धेरैले पोखरी हेर्न पाइएन, हुसु अट्ला भनेको झन् थपिएर गयो। अब हामी तल फर्किनुको विकल्प छैन। हामी फर्किएर तिम्बुङ पोखरी छेउको होटलमा आयौँ। यहाँ खाना बस्नको राम्रो व्यवस्था छ, यो व्यवस्थित होटल नै हो। आज नयाँ दिन, मौसम सफा गरी खुलिदियो।
2: ठुलो भन्ज्याङको गोठ, ए यो तल देखिएको, ए कति चौरी गोठ हो नि, कतिवटा पो छन् चौरीहरू?
3: 40
2: 40 चौरी, ए सबैले दुधहरू दिन्छन् कि घर?
3: मैले दिन्छ।
2: ए कति लिटर जस्तो आउँदो रहेछ चौरीको दुध?
3: 4 लिटर जति आउँछ
2: एउटाको, भनेपछि त धेरै पो हुन्छ त दुध त। ए अनि के बनाउनुहुन्छ त्यसमा?
3: 100 रुपियाँ बनाउँछ।
2: ए ए ए अनि कति अगाडि देखिएको रहेछ तपाईँहरूको यहाँ?
3: हाम्रो त 20 वर्ष जति पाले।
2: 20 वर्ष भने
1: तिम्बुङ पोखरीको यता त

0: नाथ हामीले कुनै तिन चार महिना भएपछि ऊ गर्भ फ्याँक्ने फेरि त्यस्तो अवस्था भएर चाहिँ अरे सबैको गोठमा अरे गमै हुन्छ अब आठ दसवटा दोहोरियो भने पनि छ सात मुन जस्तो छुर्पी हुन्छ चार पाँच मुन हुन्छ त्यो सिस्टम छैन यहाँ कता होला होइन अब बाक्लो घर भए पो वरपर गरेर अब यहाँ छ महिना आठ महिना बस्ने भए पो व्यवस्थापन गर्नु डाइरी अब कुनै ऊ फेसिलिटी बनाएर चिज बनाउनु पनिर बनाउनु त पनि सम्भावना छैन अब पनिर बनाउँदा पनि मार्केट चाहियो मार्केट छैन बजार छैन
1: तपाईँले जाने कुरो
0: भएन अनि त्यो भएपछि नजिक मात्र छैन एक दिन लाग्छ त्यो देख्दैन मजा कुहिन्छ दुध कुहिन्छ जाम छ अब त्यो सम्हालेको छैन जति हाम्रो पनि घिउ छुर्पी मात्रै घिउ छुर्पी रहन्छ
1: अनि यहाँ राज्यबाट केही त्यस्तो तपाईँहरूले सुविधाहरू पाउनु भएको छ कि
0: अहिलेसम्म छैन
1: यो त किसानहरूलाई त विभिन्न तपाईँको बजेटहरू छुट्टिन्छ
0: अब बजेटहरू छुट्टिन्छ अब छुट्यो भनेर माथिबाट घोषणा भएको रेडियोमा न्युजमा हेरिन्छ तर हामीले अब त सेवा सुविधा लिने ठाउँमा गएर अब कागजात मिलायो अब डकुमेन्ट केही मिलायो अब मिलाएर अब हामी ती बसिरहने कुरा हुँदैन साथीभाइलाई अराएर आउनुपर्छ अराएर आउनुपर्दा कहिले म्याद गयो भन्छौँ कहिले तपाईँको त के मिलेन अब समय जान आँटो आउनु भन्छन् अब त्यो हामीले गएर समय उ गरेर मिलाएर लिनै नपाइँदो रहेछ
1: यहाँ आएर सोधिदिने पनि कोही छैन फेरि
0: अब सोधिदिने हुन्छ नभए चाहिँ तपाईँहरू जस्तै पत्रकार हुन्छ अरू हुन्छ
1: सोधिदिने
0: त्यो त छैन राज्यको निकाय त छैन अहिले
1: यहाँसम्म आउँदैन
0: अब सोध्ने त होइन अब हामीले गएर उही अब हाम्रो यस्तो व्यवस्था छ हामी यसरी गर्दैछौँ हामीलाई के सुमो दिन सक्ने सहुलियत दिन्छ भन्दा अब त्यो अहिले छैन अब पछाडि बजेट छुट्टिएर केही आएछ भने यसो सम्पर्क गरौँला भन्ने चलनै छ होइन बिक्री हुँदैन
1: जसको कारणले गर्दा मूल्य पनि त घट्यो होला
0: मूल्य त घट्यो अब पहिले लाख रुपियाँमा जाने चौरी अब अहिले पचास हजारमा जाँदैन बिक्दैन भनेपछि मूल्य कन्त घट्यो भने अब पोहोरदेखि हाम्रो अहिले छुर्पीको भाव पनि घट्यो अब बाहिर अमेरिका जान्थ्यो अब डक्टरको रूपमा जान्थ्यो अब अहिले आएर कतिवटा कम्पनीले चाहिँ अब यता नेपाली नक्कली शरणार्थी बनिएर जाने मान्छे चाहिँ टाटोबाट चाहिँ उही कम्पनी खोल्दै अरे अब अस्ट्रेलिया र अमेरिकामा पशुपालक धेर अरे होइन त्यहाँ भएपछि अब चार पाँचवटा कम्पनी अमेरिका र अस्ट्रेलिया हुँदाखेरि अमेरिकाको आधी बजार चाहिँ उहीको डक्टर उत्पादनले भ्याइदियो अरे त्यो भ्याइदिएपछि अहिले जब छवटा कति कम्पनीमा तिनवटा कति कम्पनी चाहिँ ड्यामिसै भयो त्यो कम्पनी लाँदै लगिँदैन त्यो भएपछि कतिको माल अहिलेसम्म गोदामै ठप्प छ अब कतिको चल्ने कति नचल्ने छैन होइन अब हाम्रो चौरीको छुर्पी चाहिँ अलिक खाने रूपमा जाँदाखेरि अनि इन्डियातिर जाँदा पनि खानेमै जाँदाखेरि अब छट्टै उठेर जाँदा मान्छेले खानेमा जाने सम्भावनामा मात्रै छ
2: हामीले दाजुको गोठमा बसेर धेरै समय बितायौँ चिजो ठाउँ आगो ताप्दै यसै बस्न पनि रमाइलो गयो हाम्रो देशमा वास्तविक किसानलाई राज्यले कहिले सम्बोधन गर्दैन हरेक गोठ र यताका कृषकहरूको मुखमा यही पीडा भेटिन्छ नै
3: आज बिहानै हामी यो भन्ज्याङको रेड पाण्डा होटलमा उठ्यौँ अब आज चाहिँ यहाँनिर यो म्याराथनको तयारी हुँदैछ सबै धावा गरेर एकदमै तयारी अवस्थामा हुनुहुन्छ तिमुङ पोखरीबाट सुरु हुने करिब आठ किलोमिटर लामो यो दौड़को प्रतियोगितामा चाहिँ सिक्किमको पनि प्रतियोगीहरू आउनु भएको छ नेपालको हुनुहुन्छ गोठ चौरी गोठवासी हुनुहुन्छ भने अलिकति व्यावसायिक खालको धावकहरू पनि हुनुहुन्छ अब यो लेखमा उहाँहरूले कसरी कुद्नुहुन्छ को अगाडि को पछाडि र को विजेता हुन्छ यहाँ विजेता प्रथम दोस्रो र तेस्रो हुनेलाई चाहिँ पुरस्कारको व्यवस्था पनि रहेछ त्यो चाहिँ अब हामी हेर्छौँ यहाँनिर हामी उहाँहरूसँग कुद्न त सक्दैनौँ तर बिच बिचमा साथीहरू हुनुहुन्छ छिटै छिटै छिटै हामी तलसम्म चाहिँ उहाँहरूको चाहिँ दौडलाई चाहिँ निहाल्नेछ
4: म्याराथन भनेर रन भनेर हाम्रो यहाँ तेन्बुङ पोखरी संरक्षण समितिले आयोजना गरेको र हामी पर्यटन कार्यालय काँकरभिट्टाले चाहिँ यसलाई चाहिँ के आर्थिक सहयोग गरेको र सहकार्यको रूपमा हामीले यसलाई नजिकबाट हेरिरहेका छौँ र यो डेस्टिनेसनमा चाहिँ सबैभन्दा महत्वपूर्ण काम भनेको चाहिँ यहाँको संरक्षण समितिले गरेको छ र उहाँहरूसँग सहकार्य गर्न पाउँदा हामी एकदमै खुसी भएको छौँ र यो हाम्रो सुरुवात हो यो जुन अहिले रन म्याराथन भनेर हामी जुन सुरुवात भएको छ यो चाहिँ एउटा प्रारम्भिक काम हो यसले यस्तो क्षेत्रहरू चाहिँ यो कोशी प्रदेशभित्र रहेका धेरै क्षेत्र धेरै डेस्टिनेसनहरूलाई चाहिँ हामीले अहिले सूचीकृत गरेका छौँ
5: त्यसरी चाहिँ त्यहाँ अगाडि बढ्नुपर्ने भयो क्या कोही छैन कसलाई सबैजना आइसकिहाल्ला होइन

0: करू यहाँबाट तल पाङ्गासम्म 7.8 किलोमिटरको दूरी तपाईँहरूले पार गरेर त्यहाँ पुग्नुपर्नेछ। कति बेला पुगेर चाहिँ पाङ्गा पुगौ भन्ने छ, सुवारी जति बेला जितौ भन्ने छ, त्यो स्वाभाविक हो। तर त्यो स्वाभाविक कुरा अन्तर्गत तपाईँहरूले सबैभन्दा संवेदनशील र तपाईँहरूले 50,000 बराबरको त्यहाँ केही क्षति भयो भने, तपाईँहरूको शरीरमा कुनै चोट लाग्यो भने
1: तरिका सबै थाहा छ
2: सबै उठ्छ।

0: 等你等你等你，来来来来，我刚到这儿干啥事？
1: ला
0: सेरे गाडी भइरा छ ला ल बिस्तारै बिस्तारै गाडी धेरै अगाडि गइसके साथीहरु स्लोली स्लोली ला अफ्यामा आउने गरी ला यसरी रुकु दोइ कुदो है
2: त्यति धेर त तीनटा जस्तो छ मेरो पति
0: कस्तो हुँदो रहेछ हौ अनि अन्तिममा आइयो त अन्तिममा हो दुईजना बाटो यतै हो हौ यो रेसको सबैभन्दा अन्तिममा चाहिँ कस्तो अनुभव भइरहेछ के हिँडेर पो
2: हिँडेर
3: तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा नेपाल साथै भारतबाट आएका तीन महिला सहित 30 जना धावकले भाग लिए। करिब 8 किलोमिटर दूरी 33 मिनट 31 सेकेन्डमा पार गर्दै पाँचथरका विशाल राई प्रथम भए। भारत सिक्किमका पिङ्सो नामग्याल भुटिया दोस्रो भए भने तिम्बुङ पोखरीकै चौरी पालक भरत बानिया तेस्रो भए। हामीलाई 1-2 घण्टा भन्दा बढी लाग्ने दूरी उनीहरूले आधा घण्टामै तय गरे र प्रथमले 30,000 दोस्रोले 20,000 र तेस्रोले 10,000 साथमा ट्रफी प्राप्त गरे। हामीलाई पनि यो दौड हेर्न अत्याधिक रोचक लाग्यो। तिम्बुङ पोखरी र लक्ष्मी पोखरी यात्रा अविस्मरणीय रह्यो। यहाँहरूलाई भिडियो कस्तो लाग्यो त प्रतिक्रिया कमेन्ट गरिदिनु सहित आजलाई भने म सचिन उपानी सहित सम्पूर्ण टिम बिदा मान्छु। भिडियोको अन्त्यसम्म रहनुहुने सबैजनालाई धन्यवाद।
4: झन्डै 50 स्क्वायर किलोमिटरमा फैलिएको यो सहरमा लगभग 20 लाख मानिसहरूको बसोबास छ। यस्तो नाम सुन्ने बित्तिकै हामी ठुला बिल्डिङहरू, प्राचीन मठ मन्दिर, मानिसहरूको हुल र वल्ला, गल्ली गल्लीको त्यही ट्राफिक जाम, फोहोरको डङ्गुर र लाखौंको संख्यामा यो सहर हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरूलाई कल्पना गर्छौं। यो सहर नेपालमा पर्यटन उद्योगको प्रवेशद्वार हो र देश छाड्नेहरूका निम्ति निकासद्वार पनि। यो सहर धनी वरिष्ठका लागि पैसा छाप्ने यन्त्र हो र गरिब दुखीका लागि गरी खाने थलो पनि। यो सहर नेपालकै सबैभन्दा विकसित सहर हो र सबैभन्दा बढी जनघनत्व भएको सहर पनि। यो हो हामी सबैको सपनाको सहर काठमाडौँ। तर आजभन्दा करिब 250 वर्ष अगाडि काठमाडौँ केही फरक थियो। ठ्याक्कै कस्तो थियो भनेर कुनै तस्विर या भिडियो त छैन, तर इतिहासका विभिन्न पुस्तकहरू पढ्ने हो भने केही तथ्यहरू भेट्न सकिन्छ। जस्तै काठमाडौँमा त्यो समय मल्ल राजाहरूले शासन गर्थे र राजा थिए जयप्रकाश मल्ल। त्यति बेला काठमाडौँमा फ्याट फुट केही थोरै घरहरू मात्र थिए, तर त्यसको तुलनामा खेती योग्य जमिनहरू भने टन्नै थियो। खुल्ला चौर, अनगिन्ती सांस्कृतिक धरोहर र मठ मन्दिर, ठुला दरबार र वास्तुकलाका उत्कृष्ट नमुनाहरू, चारैतिर हरियाली, डाँडा काँडा, वनपाखा, ठुलै घाँसे मैदान, काठमाडौँ स्वर्गै थियो भन्दा फरक नपर्ला। तर आज 250 वर्ष पछाडि काठमाडौँमा सबै कुरा फेरिएको छ। तस्विर खोज्दै जाने हो भने 50 वर्ष अगाडिका केही तस्विरहरू भेटिन्छन्। ती तस्विरहरूलाई अहिलेको समयसँग तुलना गर्नुभयो भने काठमाडौँ कति तीव्र गतिमा विकास भएको छ भन्ने कुरा प्रष्ट देखिन्छ। विकाससँगै हाम्रो प्रकृतिको दोहन पनि त्यत्तिकै भएको देखिन्छ। थोरै समयमै ठुला ठुला भवनहरू ठडिएका छन् र 50 वर्षको अन्तरालमै जनसङ्ख्या झन्नै 10 गुणाले बढेको छ। तर एउटा कुरा भने, न यो 50 वर्षमा फेरिएको छ, न त विगत 250

वर्षदेखि नै फेरिएको छ र त्यो हो नेपालको राजधानी। पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि जित हासिल गरेको केही समय पछाडि विक्रम सम्वत 1826 चैत्र 12 गते काठमाडौँलाई आफ्नो राजधानी बनाउँछन् र काठमाडौँकै दहचोकमा बसी आफ्नो शासन चलाउँछन्। तर काठमाडौँ नै किन त, उनले काठमाडौँमा त्यस्तो के देखे जसले गर्दा आफ्नो जन्मभूमि गोर्खालाई नभएर आफूले भर्खरै जितेको राज्यलाई आफ्नो देशको राजधानी बनाइदिए? काठमाडौँलाई नै आफ्नो देशको राजधानी बनाउन उनी बाध्य थिए या यसमा उनको केही रणनीति थियो त? पृथ्वीनारायण शाहको त एउटा कुरा होला, तर 250 वर्ष पछाडि अहिले पनि देशको राजधानी किन काठमाडौँ नै छ त? किन कसैले यसलाई फेर्ने आँट गरेको छैन त? आउनुहोस् यो सबै विस्तारमै बुझ्ने कोसिस गरौं आजको इन्डियन स्टोरीमा। काठमाडौँको कुरा गर्नुभन्दा पहिला हामीले क्यापिटल शब्द बारेमा थोरै जान्नै पर्ने हुन्छ। क्यापिटल शब्द आफैमा एउटा ल्याटिन वर्ड क्यापुटबाट आएको शब्द हो जसको अर्थ हेड अर्थात् टाउको हुन्छ। क्यापिटल सिटी कुनै पनि देशको एडमिनिस्ट्रेटिभ र पोलिटिकल सेन्टर हो। सुप्रिम कोर्ट, पार्लियामेन्ट र अरू थुप्रै गभर्नमेन्टल एजेन्सी देशको राजधानी भित्रै हुन्छ। त्यसैले प्राय सबै देशले आफ्नो देशको सबैभन्दा ठूलो सहरलाई नै आफ्नो देशको राजधानी बनाउने गरेका छन्। तर कुनै पनि देशको राजधानी मेनली यी चार फ्याक्टरहरूद्वारा चुज गरिन्छ, पोलिटिकल, हिस्टोरिकल, इन्फ्रास्ट्रक्चरल र इकोनोमिक एस्पेक्ट। प्राय सबै देशले यही नियमको पालन गरी आफ्नो देशको राजधानी छान्ने गर्छन्। उदाहरणका लागि हामीले इङ्ल्यान्डलाई लिन सक्छौँ। लन्डन इङ्ल्यान्डको राजधानी हो, तर त्यस अगाडि विन्चेस्टर र त्योभन्दा अगाडि कोलचेस्टर इङ्ल्यान्डका राजधानी थिए। अल्फ्रेड द ग्रेटको शासनकालमा विन्चेस्टरलाई देशको राजधानी बनाएर देशका केन्द्रीय सरकारका संस्थाहरू विन्चेस्टरमै सारिएको थियो। त्यो सहर लन्डनको नजिकै थियो। समय बित्दै जाँदा लन्डनमा पर्यटन उद्योगले ऱ्यापिड टर्न लिन थाल्यो, जसले गर्दा लन्डनमा व्यापार अचानक तीव्र गतिमा बढ्न थाल्यो। मुख्य गरी भेडाको ऊन तथा विभिन्न कपडा उद्योगले केही समयमै लन्डन सम्पन्न भयो। अब पर्यटन र व्यापार बढेसँगै लन्डनको आसपास पूर्वधारको पनि विकास हुन सुरु भयो, जसले गर्दा लन्डनको इकोनोमी केही वर्षमै दोब्बर भयो। यसरी लन्डनको इकोनोमिकल, इन्फ्रास्ट्रक्चरल र पोलिटिकल एस्पेक्ट हेरेर यसलाई इङ्ल्यान्डको राजधानी बनाइयो। पछि सन् 1666 द ग्रेट फायर अफ लन्डनका कारण लन्डनका धेरै संरचनाहरू तहस नहस भए। इभन दोस्रो विश्वयुद्धको बमबारीले पनि यो सहरलाई ठूलै क्षति पुर्यायो, तर त्यसको बावजुद पनि आज पनि लन्डन नै इङ्ल्यान्डको राजधानी छ। यसले लन्डनको इकोनोमिक र पोलिटिकल स्थिरतालाई दर्शाउँछ। तर कुनै कुनै देशहरूले आफ्नो देशको राजधानी धेरै नै अनौठो तरिकाले छान्ने गर्छन्, जस्तै कि ब्राजिल। ब्राजिलको राजधानी ब्राजिलिया हो, तर सुरुमा यसको राजधानी रियो दि जेनेरियो थियो। पछि रियो दि जेनेरियोको हो हल्ला र तटीय वातावरणबाट टाढा जाने र देशको केन्द्रलाई आफ्नो राजधानी बनाउने नियत सहित ब्राजिलले ब्राजिलिया चुज गर्यो। तर ब्राजिलिया सिटी पनि थिएन, यहाँ मानिसहरूको बसोबास नै थिएन, त्यसैले यसलाई कम्प्लिटली फ्रम स्क्रैच यानि कि जिरोबाट बनाउन सुरु गरियो। हुनेवाला राजधानीलाई पर्यटकीय सहरको रूपमा प्रचार गर्न ब्राजिलियालाई एउटा हवाईजहाज जस्तो आकार दिइयो, अनि बिस्तारै संरचनाहरू बनाउँदै गएपछि त्यहाँ बसोबास गर्न मानिसहरू पनि माइग्रेट गर्न थाले। यसरी हेर्दा अरू कुनै अस्तित्व भएको सहरलाई आफ्नो राजधानी बनाउनुको साटो ब्राजिलले अर्कै रणनीति लिएर एउटा नयाँ ठाउँलाई आफ्नो राजधानी बनाएको देखिन्छ। अर्को लोकप्रिय उदाहरण हो अस्ट्रेलिया। क्यानबेरा अस्ट्रेलियाको राजधानी हो, तर यस अगाडि सिडनी र मेलबर्न मध्ये कुन सहरलाई आफ्नो देशको राजधानी बनाउने भन्ने बारेमा धेरै विवाद भए पछाडि अस्ट्रेलियन सरकारले अर्कै रणनीति ल्यायो। सिडनी र मेलबर्नको बीचमा रहेको सहर क्यानबेरालाई आफ्नो देशको राजधानी बनायो र यसलाई ग्रीन सिटी यानि कि हरियो सहर भनेर प्रचार गर्न सुरु गर्यो। अब यो त अस्ट्रेलियाको कुरा भयो, तर कुनै देशहरूले आफ्नो राजधानी एकदमै भिन्न तरिकाले छान्ने गर्छन्। उदाहरणका लागि हामीले जापानलाई नै लिन सक्छौ। टोकियो जापानको राजधानी हो, तर पहिला जापानका सम्राट जुन सहरमा बस्ने गर्थे त्यही सहरलाई नै जापानको राजधानी मानिन्थ्यो। सन् 1868 भन्दा अगाडि जापानका राजा यानक्योमा बस्ने गर्थे, जसलाई आज कोट्यो भनेर चिनिन्छ। 1000 वर्ष भन्दा बढी समय क्योटो नै जापानको राजधानी थियो। त्यस पछाडि सन् 1868 जापान सरकार र सम्राटको महललाई एडोमा सारियो र त्यही एडोको नाम फेरेर टोकियो राखियो। यसरी हेर्दा जापानको राजधानी समयसँगै फेरिएको देखिन्छ। अब काठमाडौँको कुरा गरौं। काठमाडौँलाई नेपालको राजधानी किन बनाइयो यो कुरा बुझ्नलाई हामी 18 शताब्दीमा जानुपर्ने हुन्छ, यानि कि आजभन्दा करिब 250 वर्ष अगाडि। काठमाडौँ उपत्यका पहिला एउटा सिङ्गो राज्य थियो र यहाँनिर मल्ल राजाहरूले

शासन गर्थे। तर मल्लहरूबीच आपसी मनमुटाव बढ्दै गए पछाडि उनीहरूले काठमाडौँ उपत्यकालाई 3 फरक राज्यमा बाँड्ने विचार गरे। काठमाडौँ यानि कि त्यति बेलाको कान्तिपुर, भक्तपुर यानि कि बादगाउँ र ललितपुर यानि कि पाटन, तिनै राज्यहरूमा मल्ल राजाहरूले नै शासन गर्ने गर्थे। काठमाडौँ उपत्यका बाँडिएसँगै मल्ल राजाहरू धेरै नै कमजोर बनेका थिए। इवन जयप्रकाश मल्ल काठमाडौँका अन्तिम मल्ल राजा। पृथ्वीनारायण शाहको पहिलो प्राथमिकता नै काठमाडौँमाथि जित हासिल गर्नु थियो, किनभने यसमा पृथ्वीनारायण शाहको अर्को नै रणनीति थियो। सिङ्गो नेपाल एकीकरण गर्न हिँडेका उनी अब आसपासका राज्यहरू पनि जित्ने सोचमा थिए। काठमाडौँमा उनले जित हासिल गरेको खण्डमा यो ठाउँ मुख्य राज्यहरूको केन्द्र हुने थियो र उनको एकीकरण अभियानमा यो ठाउँले मुख्य पात्रको रूपमा काम गर्ने कुरा उनले राम्रोसँग बुझेका थिए। यही क्रममा पृथ्वीनारायण शाहले 3 पटकसम्म लगाएर किर्तिपुरमाथि विजय हासिल गरे। त्यो क्रममा उनले प्रयोग गरेका इन्ट्रेस्टिङ रणनीतिहरूलाई समेटेर हामीले काठमाडौँ अट्याकको अनि युनिफिकेसनकै बारेमा अझै डिटेलमै भिडियो बनाइसकेका छौँ, पक्कै पनि हेर्नु भयो होला। देश उनले उपत्यका मध्येको सबैभन्दा शक्तिशाली राज्य काठमाडौँमाथि जित हासिल गर्छन्। काठमाडौँको हार भएको थाहा पाएसँगै भक्तपुरका राजा रणजित मल्ल र ललितपुरका राजा तेज नरसिंह मल्ल दुवैले पृथ्वीनारायण शाहका अगाडि हार स्वीकार गर्छन्। त्यस पछाडि नै पृथ्वीनारायण शाहले काठमाडौँको दहचोकमा बसी आफ्नो राज्य चलाउँछन्। तर काठमाडौँलाई नै केन्द्र बनाउनु पर्ने गरी काठमाडौँ त्यस्तो महत्वपूर्ण चाहिँ किन थियो त? यो बुझ्नलाई हामीले काठमाडौँको इतिहास बुझ्नु पर्ने हुन्छ। काठमाडौँको इतिहास 2000 वर्षभन्दा पनि पुरानो छ। काठमाडौँ मानिसहरूको बसोबास रहेको विश्वभन्दा सबैभन्दा पुरानो सहर मध्ये एक हो। यसको खोज 2 शताब्दीमा मञ्जुश्रीले गरेका थिए। नेवारी र बुद्धिस्ट माइथोलोजीका अनुसार उनी एक भगवान थिए या भनौ बोधिसत्य। बोधिसत्य त्यस्ता व्यक्तिहरूलाई भनिन्छ जो मुक्तिको बाटोमा हिँडेका हुन्छन् या भनौ भगवान बुद्धको मार्गमा हिँडेका हुन्छन्। काठमाडौँ पहिला एउटा विशाल ताल थियो जसलाई नागदह भन्ने गरिन्थ्यो। मञ्जुश्रीले काठमाडौँलाई एउटा मानिस बस्न लागेको सहर बनाउने सोचले सोबारको डाँडा नेर गएर तलवारले काटिदिएका थिए अनि त्यस पछाडि उपत्यकाको सबै पानी बगेर गएको थियो। अब केही धार्मिक ग्रन्थहरू अनुसार भने त्यसको केही समय पछाडि बनासुरा नाम गरेका एउटा राक्षस काठमाडौँ आएर फेरि चोबार बन्द गरिदिएका थिए र उपत्यकामा फेरि पानी भरिएको थियो। त्यो थाहा पाए पछाडि भगवान कृष्ण नेपाल आएर बनासुराको अन्त्य गरी उनले आफ्नो सुदर्शन चक्रले चोबार फेरि काटिदिएका थिए। काठमाडौँ फेरि रहन लायक बनेको थियो। अरू केही गाई गोठहरू पनि उनले आफूसँगै लिएर आएका थिए। तिनै गोठालाहरू मध्येका एक भुक्तमानलाई उनले काठमाडौँको पहिलो राजा बनाए र गोपाल वंशीय शासनको सुरुवात गरिदिए। समयसँगै काठमाडौँमा मैसपाल, किराँत, लिच्छपी, मल्ल जस्ता भिन्न भिन्न वंशहरूले शासन गर्न थाले। यसरी पनि काठमाडौँ हिस्टोरिकल्ली इम्पोर्टेन्ट हुँदै गयो। त्यसबाहेक काठमाडौँ पहिलादेखि नै एक ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी थियो। प्राचीन समयदेखि नै काठमाडौँ व्यापार, संस्कृति र प्रशासनिक क्षेत्रको महत्वपूर्ण केन्द्र थियो। काठमाडौँ किराँत वंशीय राजाहरूको समयमा तिब्बत र इन्डिया बीचको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मार्ग थियो। इन्डियाबाट आएका व्यापारीहरू यही बास बस्ने भएकाले काठमाडौँमा सधैँ बेग्लै प्रकारको उल्लास र रमझम हुन्थ्यो। सँगसँगै काठमाडौँ निवासीहरूले यसबाट आर्थिक लाभ पनि लिइरहेका थिए। भारतीय व्यापारीसँग राम्रो सम्बन्ध बनाएका नेवारहरूले बिस्तारै भारतको माध्यमबाट तिब्बतसँग व्यापार गर्न थालेका थिए। अब तिब्बतसँग नै राम्रो व्यापारिक सम्बन्ध बनाएका नेवारहरूले त्यहाँका स्थानीय उत्पादनलाई पनि निर्यात गर्न थाले। काठमाडौँ थोरै समयमा धेरै नै अगाडि बढिसकेको थियो। कला, कौशल अनि सांस्कृतिक धरोहरको धनी काठमाडौँ अब आर्थिक तवरबाट पनि धनी बन्दै थियो। त्यो बाहेक काठमाडौँको माटो एकदमै उर्वर थियो। यहाँ धान, मकै, कोदो, लसुन, बन्दा, काउली जस्ता अन्नहरू मनग्ग फल्ने गर्थे। त्यो बाहेक तोरी, उखु, कपास, बेसा र अदुवा जस्ता नगदे बालीहरू पनि फलाइने गरिन्थ्यो र यो कुरालाई काठमाडौँको बागमती, विष्णुमती र मनोहरा जस्ता नदीहरूको प्रत्यक्ष पहुँचले पनि सजिलो बनाउँथ्यो। किसानहरूलाई रायश्वरी नहरको माध्यमबाट खेतमा पानी पुर्याउन धेरै नै सजिलो भएको थियो। यसरी आफ्नो सहरलाई पुग्ने अन्न उत्पादन साथै विभिन्न नगदे बाली उत्पादन गर्नाले यहाँका किसानहरूले राम्रो मुनाफा आर्जन गरिरहेका थिए। यसरी थोरै समयमा काठमाडौँ नेपालको प्रशासनिक, आर्थिक र राजनीतिक केन्द्र बनिसकेको थियो। नेपालका अधिकांश सरकारी कार्यालय, राजदरबार, विदेशी दूतावास र अरू महत्वपूर्ण कार्यालय पनि काठमाडौँभित्रै बन्दै गए। काठमाडौँ संस्कृति, परम्परा, वस्तुकला र मानव सभ्यताका तवरले हेर्दा पनि सिङ्गो नेपालको राजधानीको रूपमा उचित देखियो। पृथ्वीनारायण शाहको एकीकरण अभियानभन्दा धेरै अगाडिदेखि नै काठमाडौँले भारत र तिब्बत बीचको व्यापारिक केन्द्रको रूपमा काम गर्थ्यो र दुवै देशसँग राम्रो व्यापारिक सम्बन्ध बनाइसकेको थियो। यसरी हेर्दा स्थानीय उत्पादनले बजार पाउने र बाहिरबाट सामान आयात गर्न पनि सजिलो हुने देखियो। अनि लोकेसन वाइज पनि काठमाडौँ उपत्यका लगभग नेपालको बीचतिरै पर्थ्यो। यसरी

0: पाकिस्तान अपनी ही बनाई हुई आग को बुझाने की कोशिश में पूरे अफगानिस्तान को जला रहा है। सवाल यह है कि क्या पाकिस्तान अपनी ही जलाई हुई आग को बुझा पाएगा और कितने मासूम लोगों को यहां पर अपनी जान गंवानी पड़ेगी। आपको क्या लगता है दोस्तों, नीचे कमेंट्स में लिखकर बताइए। और तालिबान के इतिहास के बारे में अगर आप और डिटेल में जानना चाहते हैं तो इस वाले वीडियो में समझ सकते हैं यहाँ क्लिक करके। पर्याय मास्टर क्लास 3.0 को ज्वाइन करना मत भूलना, यहाँ क्लिक कर सकते हो। बहुत बहुत धन्यवाद।
1: सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई समेत कड़ा चेतावनी दिँदै इरानलाई नयाँ हतियार प्रणाली उपलब्ध गराएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्। अमेरिकी गुप्तचर निकायहरूले आगामी हप्ताहरूमा इरानले चीनबाट तेस्रो देशको माध्यम प्रयोग गरी अत्याधुनिक हवाई रक्षा प्रणाली प्राप्त गर्न सक्ने संकेत पाएपछि ट्रम्पले यस्तो कड़ा प्रतिक्रिया दिएका हुन्। एकातिर इरानले अमेरिकी शर्तहरूलाई अत्यधिक कड़ा र एकपक्षीय भन्दै अस्वीकार गरेको छ भने अर्कोतिर चीनले हतियार आपूर्तिको मात्रा बढाएसँगै मध्यपूर्वको संकट अब झन जटिल र बहुपक्षीय सैन्य टकरावको दिशामा अघि बढ़ने संकेत गरिरहेको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृंखलामा हामी शान्तिवार्ताको आवरणमा बुनिएको कूटनीतिक षड्यन्त्र, हर्मुजमा अमेरिकी युद्धपोतको रहस्यमय मुभमेन्ट र इजरायलले वार्तालाई कसरी निष्कर्षविहीन बनायो भन्ने बारेमा विशेष चर्चा गर्नेछौ। पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको ऐतिहासिक फेस टू फेस वार्ता अन्तत 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुन पुग्यो। आइतबार एक पत्रकार सम्मेलन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताको नराम्रो खबर सुनाउँदै इरानसँग सहमति हुन नसकेको आधिकारिक जानकारी दिएका थिए। भान्सका अनुसार 21 घण्टासम्म निकै गम्भीर र ठोस छलफलहरू भए तापनि इरानले अमेरिकी रेडलाइन अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। इस्लामाबाद वार्ताका मुख्य मुद्दाहरू। अप्रिल 2026 पाकिस्तानको मध्यस्थतामा आयोजित इस्लामाबाद वार्ता 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुनुमा दशकौंदेखि बल्झिरहेका पाँचवटा मुख्य मुद्दाहरू बाधक देखिएका छन्। यो वार्ता केवल एउटा प्राविधिक छलफल मात्र नभई दुवै राष्ट्रको प्रतिष्ठा, सुरक्षा र अस्तित्वको लड़ाई बन्न पुग्यो। वार्ताको टेबुलमा सबैभन्दा पेचिलो बनेको पहिलो मुद्दा युरेनियम सम्वर्धन हो, जसमा अमेरिका र इजरायलले इरानको आणविक क्षमतालाई पूर्ण बन्देज लगाउनु पर्ने रेड लाइन अघि सारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त इरानभित्रै छिरेर युरेनियम जफत गर्ने जस्ता कड़ा चेतावनी समेत दिइरहँदा इरानले यसलाई आफ्नो वैज्ञानिक र ऊर्जा सम्बन्धी सार्वभौम अधिकार भन्दै कुनै पनि शर्तमा त्याग गर्न अस्वीकार गर्यो। यही वैचारिक टकरावका कारण वार्ताले शुरूआतमै ठूलो धक्का महसुस गरेको थियो। यसै गरी इस्लामाबाद वार्ताको दोस्रो मुद्दा इरानको मिसाइल कार्यक्रम र मध्यपूर्वमा उसको क्षेत्रीय सैन्य प्रभाव बन्न पुग्यो। वाशिङटनले इरानलाई आफ्नो लामो दूरीको ब्यालिस्टिक मिसाइल विकास रोक्न र हिजबुल्लाह, हमास तथा हुथी विद्रोहीहरूलाई दिइने सैन्य सहयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने बतायो। तर तेहरानका लागि यी सशस्त्र समूह र मिसाइल क्षमता नै इजरायल र अमेरिकाको सम्भावित आक्रमण रोक्ने मुख्य सुरक्षा कवच हुन्, जसलाई त्याग्नु इरानका लागि आत्मसमर्पण सरह हुन सक्थ्यो। त्यसैले इरान अमेरिकाको यो प्रस्ताव स्वीकार गर्न तयार भएन। त्यसै गरी तेस्रो मुद्दाको रूपमा रहेको आर्थिक नाकाबन्दी र क्षतिपूर्तिले वार्तालाई झन जटिल बनायो। इरानले विशेष गरी युद्धका कारण आफ्नो देशको भौतिक पूर्वाधारमा पुगेको खरबौं डलरको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने र वर्षौंदेखि लाग्दै आएका सबै आर्थिक प्रतिबन्धहरू तत्काल हटाइनुपर्ने कड़ा अडान राख्यो। अमेरिकाका लागि युद्धको क्षतिपूर्ति स्वीकार्नु भनेको रणनीतिक रूपमा आफूलाई पराजित र नैतिक रूपमा दोषी मान्नु सरह हुने भएकोले अमेरिकी टोली यस मागबाट पछि हट्यो। चौथो र रणनीतिक रूपमा सबैभन्दा संवेदनशील मुद्दा हर्मुज जलडमरूको नियन्त्रण र त्यहाँबाट हुने कर असुली बन्न पुग्यो। विश्वको तेल आपूर्तिको लाइफलाइन मानिने यस जलमार्गमा इरानले आफ्नो पूर्ण अधिकार दावी गर्दै रियाल मुद्रामा कर असुल्ने कानून ल्याएको छ, जसलाई अमेरिकाले हटाउनु पर्ने माग गरेको छ। तर यता अमेरिकी मागको विरोध गर्दै इरानले आरोप लगाएको छ कि जुन कुराहरू अमेरिकाले युद्धबाट हासिल गर्न सकिरहेको थिएन अहिले वार्ता

बाट त्यही कुरा खोज्न खोज्दा इस्लामाबाद वार्ता निष्कर्षविहीन बन्न पुगेको हो। इरानमा भित्रियो चीनको हतियार। इस्लामाबादमा जारी अमेरिका र इरान बीचको वार्ताको जटिल पृष्ठभूमिमा चीनको रणनीतिक प्रवेशले विश्व राजनीतिमा एउटा नयाँ र शक्तिशाली मोड ल्याएको छ। अमेरिकी गुप्तचर निकाय सीआईएले हालै सार्वजनिक गरेको एक गोप्य र सनसनीपूर्ण रिपोर्टले व्हाइट हाउस र सम्पूर्ण पश्चिमा जगतलाई स्तब्ध तुल्याएको छ। यस रिपोर्टका अनुसार जब अमेरिका र इरान वार्ताको टेबुलमा थिए, ठिक त्यही समयमा चीनले इरानलाई अत्याधुनिक र घातक सैन्य प्रविधि उपलब्ध गराउने प्रक्रियालाई तीव्र बनाएको छ। सीआईएले वाशिङटनलाई दिएको जानकारी अनुसार बेजिङले केही हप्ताभित्रै इरानलाई पूर्ण विकसित हवाई रक्षा प्रणाली र काँधमा राखेर प्रहार गर्न सकिने म्यान पोर्टेबल मिसाइलहरू ठूलो परिमाणमा हस्तान्तरण गर्ने तयारी पूरा गरेको छ। यसले इरानको रक्षात्मक क्षमतालाई अझ बलियो बनाउनेछ। हुन त चीनको यो सहयोग अहिलेको युद्ध शुरू हुनुभन्दा अघि नै भएका पुराना रक्षा सम्झौताहरूको निरन्तरता भए पनि अहिलेको समयमा चीनबाट यस्तो सहयोग तीव्र गतिमा हुनुले यसलाई विश्वका सैन्य विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। सीआईएका अनुसार चीनले प्रदान गर्ने यी प्रविधिहरू विशेष गरी इजरायली मिसाइल र अमेरिकी ड्रोनहरूलाई आकाशमै ध्वस्त पार्न सक्षम छन्, जसले गर्दा युद्धको मैदानमा इरानको आत्मविश्वास झन बढेको छ। अमेरिकाले इरानलाई कमजोर र एक्लो भएको दावी गरिरहँदा चीनको यो बलियो साथले इरानलाई वार्ताको टेबलमा थप शक्तिशाली त बनाएको छ नै, वार्ता निष्कर्षविहीन टुङ्गिनुमा यो पनि मुख्य कारण बन्न पुगेको छ। किनकि उसको पछाडि विश्वको अर्को महाशक्ति उभिएको अवस्थामा इरानले अब अमेरिकी दबावमा जुनसुकै शर्त मान्नुपर्ने बाध्यता छैन। चीनको यो प्रवेशले इस्लामाबाद वार्तालाई केवल दुई देश बीचको विवादमा मात्र सीमित राखेन, बरु यसलाई ग्रेट पावर राइभलरी अर्थात महाशक्तिहरू बीचको प्रतिस्पर्धाको एउटा कुरुक्षेत्रमा परिणत गरिदिएको छ। यतिबेला अमेरिका र इजरायलका लागि इरानको यो बढ्दो सैन्य सामर्थ्य एउटा ठूलो टाउको दुखाइको विषय बन्न पुगेको छ। चीनले इरानलाई दिने यो सुरक्षा कवचले मध्यपूर्वको शक्ति सन्तुलनलाई स्थायी रूपमा बदल्न सक्छ। वार्ताको टेबुलमा बसिरहेका अमेरिकी प्रतिनिधिहरूका लागि अब इरानसँग मात्र होइन, बरु पर्दा पछाडिबाट खेलिरहेको चीनको प्रभावसँग पनि लड्नुपर्ने चुनौती थपिएको छ। हर्मुजमा युद्धपोत र लेबनानमा बमबारी। इस्लामाबादमा जारी वार्ताको सबैभन्दा जटिल र सामरिक महत्वको केन्द्रमा हर्मुज जलडमरूको विवाद बन्न पुगेको छ, जसले वार्तालाई निष्कर्षविहीन बनाउन मुख्य भूमिका खेल्यो। शनिबार इस्लामाबादमा शान्तिको मस्यौदा तयार भइरहँदा यता अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलडमरूमा आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मथी र यूएसएस फ्रान्की पिटरसन परिचालन गरेर वार्तालाई भाड्ने काम गरेको थियो। अमेरिकाले इरानद्वारा बिछ्याइएका समुद्री सुरुङहरू सफा गर्ने बहानामा आफ्ना जंगी जहाजहरू पठाएर इरानको सामरिक पकडलाई चुनौती दिने प्रयास गरेपछि वार्ताको टेबुलमा बसिरहेका इरानी प्रतिनिधिहरू सशंकित मात्र भएनन्, बरु वार्ता नै भंग हुने अवस्थामा पुग्यो। जब इरानले 30 मिनटभित्र जहाज नहटाए मिसाइल आक्रमण गर्ने कडा चेतावनी दियो, त्यसपछि अमेरिकाले हर्मुज जलडमरूमा रहेका आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस फ्रान्की पिटरसनलाई त्यहाँबाट पछि हटाएको थियो। यता इजरायलको भूमिकाले वार्तालाई झन निष्कर्षविहीन र जटिल बनाउन आगोमा घिउ थप्ने काम गर्यो। जब इस्लामाबादमा सिज फायरका लागि गहन छलफल भइरहेको थियो, ठिक त्यही समयमा इजरायलले लेबनानमा भीषण हवाई आक्रमण जारी राख्यो, जसमा कैयौं निर्दोष नागरिकहरूको ज्यान गयो। इरानी टोलीले वार्ताको क्रममा इजरायली आक्रमण रोक्न बारम्बार माग गरे तापनि अमेरिकी प्रशासनले इजरायललाई नियन्त्रण गर्नुको सट्टा मौन समर्थन दिएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त सार्वजनिक रूपमै इरान विरूद्धको अभियान अझै नसकिएको भन्दै इरानको आणविक भण्डार र युरेनियम नष्ट गर्न जुनसुकै कदम चाल्ने धम्की दिए, जसले वार्तालाई निकै प्रभावित बनायो। यसरी अमेरिकाको सैन्य दबाव र इजरायलको निरन्तरको आक्रमण र इरानलाई चीनको रक्षा सहयोगले इस्लामाबाद वार्ता एउटा कूटनीतिक षड्यन्त्रमा परिणत हुन पुगेको छ। इरानले आफ्नो अस्तित्व र सुरक्षा कवच मानिने हिजबुल्लाह र हर्मुज जलमार्गमा कुनै पनि शर्तमा सम्झौता नगर्ने अडान लिएपछि
अमेरिका बिना कुनै नतिजा फर्कनबाट

भयो। इजरायलले लेबनानलाई युद्धको मैदान बनाइरहँदा र अमेरिकाले युद्धमा युद्धपोत परिचालन गरिरहँदा इरानले पनि आफू सैन्य रूपमा पछि नहट्ने स्पष्ट संकेत दिएको छ। अहिलेसम्मको अवस्था हेर्दा वार्ता केवल समय काट्ने र अर्को ठूलो युद्धको तयारी गर्ने एउटा बहाना मात्र साबित भएको छ, जसले गर्दा मध्यपूर्वको भविष्य अब कूटनीतिको टेबलबाट उम्किएर फेरि एकपटक युद्धको मैदानमा पुग्ने संकेत गरिरहेको छ। नयाँ शीतयुद्ध बन्दै मध्यपूर्व, इस्लामाबाद वार्ताको विफलता र पछिल्लो सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भूराजनीतिक विश्लेषकहरूले नयाँ शीतयुद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छ भने अर्कोतिर चीन, रूस र इरान बीचको एउटा अनौपचारिक तर शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बुनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र सैन्य प्रविधि उपलब्ध गराउनले यो लडाई अब केवल दुई देश बीचको विवाद मात्र नरहेको प्रष्ट हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेड लाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र सामर्थ्य प्रदान गरेको छ, जसका कारण 21 घण्टाको सघन वार्ता पनि बिना कुनै निष्कर्ष टुङ्गिन पुग्यो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण देखिएको छ। युक्रेन युद्धमा व्यस्त भए तापनि रूसले इरानलाई आवश्यक खुफिया जानकारी र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ, जसले अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई निश्चित पार्न इरानलाई मद्दत पुगेको छ। चीनको आर्थिक र प्राविधिक शक्ति, रूसको सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अवसरले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कडा पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब पश्चिमा शक्तिहरूको नियन्त्रणबाट फुत्किँदै गएको महसुस गर्न थालिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको धम्कीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरालाई थप प्रष्ट हुन्छ। सीधा भन्नुपर्दा इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ शक्ति समीकरणको ठूलो हात छ। अबको विश्व राजनीति कूटनीतिको माध्यमबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। इस्लामाबाद वार्ता कुनै ठोस निष्कर्ष बिना टुङ्गिएपछि अबको भविष्य कुन दिशामा मोडिएला भन्ने प्रश्नले विश्व राजनीतिमा गम्भीर संशय पैदा गरेको छ। वार्ताको विफलतासँगै इजरायलले लेबनान र इरानमाथि आक्रमण तीव्र पार्ने स्पष्ट संकेत दिइसकेको छ, जसले गर्दा यो युद्ध विराम कुनै पनि बेला भंग हुन सक्छ। अर्कोतर्फ हर्मुज जलमार्गको नियन्त्रण र त्यहाँ बिछ्याइएका बारूदी सुरुङ हटाउने विषयले अमेरिका र इरान बीच सीधा सैन्य टकराव निम्त्याउने जोखिम बढाएको छ। चीनबाट प्राप्त गरेको अत्याधुनिक रक्षा प्रणाली र नयाँ मिसाइलहरूको बलमा अब इरानले अमेरिकाको रेड लाइनलाई चुनौती दिने सम्भावना बलियो छ। त्यसैले अब प्रश्न यो होइन कि वार्ता किन असफल भयो, बरु मुख्य प्रश्न त यो हो कि के महाशक्ति राष्ट्रहरू साँच्चै शान्ति चाहन्छन् वा हर्मुजको यो निलो पानीमा उनीहरू फेरि एकपटक विश्व अर्थतन्त्रलाई डुबाएर आफ्नै साम्राज्य खडा गर्ने दाउमा छन्। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृंखला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृंखला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै, अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि संवेदनशील मानिने हर्मुज जलसन्धि यति बेला एउटा यस्तो टाइम बम बनेको छ, जसले कुनै पनि क्षण विश्व अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ।
इरानले यो अन्तर्राष्ट्रिय जलमार्गलाई आफ्नो निजी सम्पत्ति र सार्वभौम क्षेत्र घोषणा गर्दै जहाजहरूबाट टोल ट्याक्स असुली गर्न थालेपछि मध्य पूर्वको तनावले नयाँ र खतरनाक मोड़ लिएको छ। इरानको यो कदम केवल राजस्व उठाउने प्रयास मात्र होइन, बरू यो परमाणु बम भन्दा पनि शक्तिशाली एउटा यस्तो भूराजनीतिक ब्रह्मास्त्र हो जसको एउटै निर्णयले विश्वभर ऊर्जाको हाहाकार मचाउन सक्छ। तर अमेरिकाले इरानको यही ब्रह्मास्त्र तोड्ने प्रयास स्वरूप यति बेला आफ्ना भिन्काय युद्ध पोताहरू र विमानवाहक जहाजहरू पर्सियन गल्फमा तैनात गरिरहेको छ, जहाँ कुनै पनि बेला भयानक युद्धको शङ्ख घोष हुन सक्छ। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी चीन र रूसको आडमा इरानले अमेरिकालाई दिएको खुल्ला चुनौती र हर्मुज जलमार्गको नियन्त्रणका लागि शुरू भएको नयाँ सीप युद्धको खतरनाक मोडका बारेमा विशेष चर्चा गर्नेछौ। रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलसन्धिमा इरानले यति बेला आफ्नो नियन्त्रणलाई नयाँ र आक्रामक ढंगले परिभाषित गर्न खोजिरहेको छ। इरानको दावी छ कि यो जलक्षेत्र कुनै अन्तर्राष्ट्रिय खुल्ला समुद्र होइन, बरु यो इरान र ओमानको पूर्ण सार्वभौम सत्ता अन्तर्गत पर्ने जलक्षेत्र हो। यसै तर्कलाई आधार बनाएर इरानले अहिले हर्मुज भएर आवत जावत गर्ने व्यापारिक जहाजहरूबाट टोल अर्थात पारवहन शुल्क असुली गर्न थालेको छ। विश्वको झण्डै एक तिहाई तेल ढुवानी हुने यो साँगुरो मार्गमा शुल्क लगाउनु भनेको इरानले विश्व अर्थतन्त्रको नाडीमा आफ्नो बलियो पकड जमाउनु हो। जसरी कुनै देशले आफ्नो राष्ट्रिय राजमार्गमा टोल असुली गरेर राजस्व बढाउँछ, इरानले पनि त्यसै गरी हर्मुजलाई आफ्नो आर्थिक मेरुदण्ड र कूटनीतिक बार्गेनिङ चिपको रूपमा प्रयोग गरिरहेको छ। इरानले हर्मुजमा आफ्नो पकड बलियो बनाउन ओमानतर्फको पुरानो मार्गमा समुद्री माइनहरू बिछ्याएसँगै त्यो मार्ग असुरक्षित भएकोले यति बेला सबै जहाजहरू इरानी सीमाको अझ नजिक रहेको नयाँ मार्गबाट हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ। यो नयाँ मार्ग अहिले पूर्ण रूपमा इरानी रेभोल्युसनरी गार्ड्सको प्रत्यक्ष निगरानीमा रहेको छ, जहाँबाट पार हुन अब हरेक जहाजले इरानको स्वीकृति लिनुपर्नेछ। यदि इरानले यो मार्ग बन्द गरिदियो वा नियन्त्रण अझ कडा बनायो भने विश्व अर्थतन्त्रमा ठूलो सुनामी आउन सक्छ। अहिले अमेरिका र इजरायल इरानले उठाएको यही टोल ट्याक्स टुलुटुलु हेरेर बस्न बाध्य भएका छन्। इरानलाई राम्रोसँग थाहा छ यो उसको यसो ब्रह्मास्त्र हो जुन परमाणु बम भन्दा पनि शक्तिशाली छ। यसैको बलमा इरान अहिले आफ्नो शर्तमा अडिग रहन सकेको हो। यदि इरानसँग हर्मुज जलडमरू हुँदैन थियो भने अमेरिका र इजरायलले इरानलाई धेरै अघि नै घुँडा टेकाइसकेका हुन्थे। ट्रम्पको नयाँ रणनीति। डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी विदेश नीतिमा एउटा अत्यन्तै कठोर र आक्रामक रणनीतिको उदय भएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले भेनेजुएला स्टाइल ब्लकेटको संज्ञा दिएका छन्। ट्रम्प प्रशासनले अब इरानलाई सैन्य रूपमा मात्र होइन बरू आर्थिक रूपमा पूर्णत घाँटी निमोठेर आत्मसमर्पण गराउने योजना बनाएको छ। विगतमा अमेरिकाले भेनेजुएलाको तेल निर्यातलाई ठप्प पारेर त्यहाँको अर्थतन्त्रलाई धराशायी बनाए झैं अब इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग आइल्याण्डलाई निशाना बनाउने तयारी गरिरहेको छ। ट्रम्पले स्पष्ट संकेत दिएका छन् कि यदि इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्न खोज्छ भने अमेरिकाले आफ्ना शक्तिशाली युद्धपोतहरू प्रयोग गरेर इरानको तेल आपूर्ति र व्यापारलाई संसारबाट पूर्ण रूपमा विच्छेद गरिदिनेछ। यस रणनीतिको मूल उद्देश्य इरानले कर उठाएर वा तेल बेचेर कमाउने राजस्वलाई शून्यमा झार्नु हो, जसले गर्दा तेहरान आर्थिक रूपमा टाट पल्टिएर अमेरिकी शर्तहरू मान्न बाध्य होस्। यस रणनीतिलाई कार्यान्वयन गर्न अमेरिकाले समुद्रमा आफ्नो शक्ति प्रदर्शनलाई उत्कर्षमा पुर्याएको छ। हालैको सैन्य मुभमेन्ट अनुसार अमेरिकाले हाइफा क्षेत्रबाट आफ्नो शक्तिशाली एयरक्राफ्ट करियर यूएसएस जेराल आर फोर्डलाई पर्सियन गल्फतर्फ मोडेको छ। त्यसै गरी यूएसएस अब्राहम लिंकनको सो क्षेत्रमा पहिलेदेखि नै तैनात छ भने जर्ज डब्ल्यू बुश र यूएसएस बक्सर जस्ता भिन्काय युद्धपोतहरू पनि सोही दिशातर्फ अघि बढ़िरहेका छन्। यो व्यापक सैन्य तैनाथीको अर्थ के हो भने अब अमेरिकाले इरानको तटवर्ती क्षेत्रमा एउटा अभेद्य पर्खाल खड़ा गर्नेछ। यदि इरानले हर्मुज जलमार्ग बन्द गरेर विश्वलाई धम्क्याउन खोज्यो भने अमेरिकाले प्रत्युत्तरमा इरानबाट निस्कने एउटा पनि तेल ट्याङ्करलाई चीन वा भारतसम्म पुग्न नदिने गरी इकोनोमिक ब्लकेट लगाउनेछ। यसले इरानको मुख्य आर्थिक मेरुदण्डलाई नै

गरिदिने र उसलाई अन्तर्राष्ट्रिय व्यापारबाट पूर्णतः अलग्याउने देखिन्छ। ट्रम्पको यो रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक र दण्डित गर्ने प्रकृतिको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत स्पष्ट पारेका छन् कि इरानले आफूलाई कर उठाउने मालिक ठाने पनि वास्तवमा ऊ अमेरिकी घेराबन्दीमा परिसकेको छ। अमेरिकाले अब इरानको तेल खरिद गर्ने राष्ट्रहरूलाई समेत कड़ा चेतावनी दिने र ती राष्ट्रहरूसम्म पुग्ने आपूर्ति मार्गलाई नै सैन्य नियन्त्रणमा लिने तयारी गर्दैछ। यो भेनेजुएला मोडलको सफलताका लागि अमेरिकाले आफ्नो नौसैनिक श्रेष्ठतालाई पूर्ण रूपमा उपयोग गर्नेछ। यदि खर्ग आइल्याण्डबाट हुने तेल निकासी बन्द भयो भने इरानको वार्षिक अर्बौं डलरको आमदानी गुम्नेछ, जसले गर्दा इरानभित्रै जनविद्रोह वा सैन्य मनोबल कमजोर हुने ट्रम्पको आंकलन छ। त्यसैले ट्रम्पको यो भेनेजुएला स्टाइल नाकाबन्दीले मध्यपूर्वको द्वन्द्वलाई एउटा नयाँ र खतरनाक मोडमा पुर्याउन सक्छ। आजसम्म इरानले हर्मुज जलमार्गलाई अमेरिका विरूद्ध हतियारको रूपमा प्रयोग गर्दै आएको थियो, तर अब अमेरिकाले सोही हतियार इरान विरूद्ध नै प्रयोग गर्ने योजना बनाएको छ। यदि अमेरिकाको यो रणनीति सफल भएमा इरानले आफ्नो अस्तित्व रक्षाका लागि कि त एउटा ठूलो युद्ध लड्नुपर्नेछ, कि त अमेरिकाका सबै अपमानजनक शर्तहरू स्वीकार गर्नुपर्नेछ। वार्ता विफल भएपछि ट्रम्पले अघि सारेको यो इकोनोमिक वारफेयरले विश्व तेल बजारमा पनि ठूलो हलचल ल्याउने निश्चित छ। अबको केही हप्तामा अमेरिकाले खर्ग आइल्याण्ड र हर्मुजको पानीमा कसरी आफ्नो फलामे पर्खाल खड़ा गर्छ, त्यसैले मध्यपूर्वको भावी नक्सा तय गर्नेछ। इरानको प्रतिकार र चेतावनी। इस्लामाबाद वार्ताको विफलता र अमेरिकाले अघि सारेको नौसैनिक नाकाबन्दीको धम्कीपछि इरानले देखाएको प्रतिकार र उसको शक्तिशाली सैन्य दस्ता इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सको चेतावनीले मध्यपूर्वको तनावलाई उत्कर्षमा पुर्याएको छ। इरानले स्पष्ट पारेको छ कि उनीहरू अमेरिकी दबाव र धम्कीका अगाडि झुक्ने छैनन्। आईआरजीसीका कमाण्डरहरूले खुल्ला रूपमा चेतावनी दिएका छन् कि यदि अमेरिकाले हर्मुज जलमार्ग वा खर्ग आइल्याण्डमा कुनै पनि प्रकारको नौसैनिक अवरोध खड़ा गर्ने प्रयास गरेमा त्यसको नतिजा अकल्पनीय हुनेछ। इरानको यो आत्मविश्वासी प्रतिकारको मुख्य आधार उसको अत्याधुनिक मिसाइल प्रविधि ड्रोन स्वाम र समुद्रमा बिछ्याइएका स्मार्ट माइन्सहरू हुन्। आईआरजीसीले अमेरिकी युद्धपोतहरूलाई लक्षित गर्दै 30 मिनटको अल्टिमेटम समेत जारी गरिसकेको छ, जसले के संकेत गर्छ भने इरान अब सीधा सैन्य टकरावका लागि मानसिक र भौतिक रूपमा तयार भइसकेको छ। इरानको प्रतिकार रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक पनि छ। इरानले हर्मुज जलमार्गमा आफ्नो सार्वभौम अधिकार दावी गर्दै त्यहाँबाट पार हुने प्रत्येक जहाजको गतिविधिमा कड़ा निगरानी राखेको छ। आईआरजीसीले स्पष्ट सन्देश दिएको छ, यदि इरानले आफ्नो तेल बेच्न पाउँदैन भने यो बाटो भएर कुनै पनि जहाजले सुरक्षित रूपमा निस्कन पाउने छैनन्। इरानले आफ्ना तटवर्ती क्षेत्रहरूमा कास्ट आइरन जस्ता शक्तिशाली एन्टिसिप मिसाइलहरू र चीनबाट प्राप्त अत्याधुनिक रक्षा प्रणालीहरू तैनात गरेको छ, जसले अमेरिकी विमानवाहक जहाजलाई समेत ठूलो क्षति पुर्याउन सक्ने क्षमता राख्दछ। इरानले वार्ताको टेबुलमा देखाएको अडान र रणमैदानमा गरेको यो सैन्य तयारीले ट्रम्प प्रशासनलाई समेत सोच्न बाध्य बनाएको छ। यसका साथै इरानले आफ्नो प्रोक्सी शक्तिहरू जस्तै हिजबुल्लाह र हुथी विद्रोहीहरूलाई समेत उच्च सतर्कतामा राखेको छ। यदि अमेरिकाले इरानमाथि प्रत्यक्ष नौसैनिक नाकाबन्दी लगायो भने इरानले क्षेत्रीय स्तरमा बहुआयामिक युद्ध लड्ने रणनीति बनाएको छ। आईआरजीसीका अनुसार अमेरिकाले हर्मुजमा बिछ्याइएका माइन्सहरू हटाउन खोज्नु भनेको इरानको सार्वभौमिकतामाथि सीधा आक्रमण हो। इरानी नौसेनाले अमेरिकी युद्धपोतहरूलाई घेराबन्दी गरेर आफ्नो सैन्य श्रेष्ठता प्रदर्शन गरिरहेको छ, जसले गर्दा अमेरिकी सेन्ट्रल कमाण्डलाई समेत आफ्नो अपरेशन अघि बढाउन कठिन भइरहेको छ। इरानको यो कड़ा प्रतिकारले इस्लामाबाद वार्ता केवल एउटा कूटनीतिक नाटक मात्र थियो भन्ने प्रमाणित भएको छ र वास्तविक फैसला समुद्रको पानीमै हुने निश्चित देखिएको छ। नयाँ शीत युद्धको शुरूआत। इस्लामाबाद वार्ताको विफलता र त्यसपछिको सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले नयाँ शीत युद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्नुपर्ने अडानमा छ भने अर्कोतिर

0: को यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कडा सैन्य पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब अमेरिकाको नियन्त्रणबाट फुत्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको कडा चेतावनीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरा प्रष्ट हुन्छ। यति बेला इरानमा चीन र रूसको यो सक्रिय प्रवेशले मध्यपूर्वलाई महाशक्तिहरू बीचको ग्रेट पावर राइभलरीको कुरुक्षेत्रमा परिणत गरिदिएको छ। ट्रम्प प्रशासनले इरानमाथि भेनेजुएला स्टाइलको आर्थिक नाकाबन्दी लगाउने प्रयास गरे भने चीनले त्यसलाई आफ्नो विशाल व्यापारिक सञ्जाल मार्फत विफल तुल्याइदिने सम्भावना उत्तिकै प्रबल छ। अबको विश्व राजनीति कूटनीतिको मधुर सम्वादबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने संकेत देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। त्यसैले इस्लामाबाद वार्ता भानिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ वैश्विक शक्ति समीकरणसँगै इजरायली प्रधानमन्त्री नेतान्याहुको सत्ता बचाउने रणनीति र अमेरिकाको सैन्य दबाव मुख्य कारण हुन् जसले अब शान्तिवार्ता भन्दा बढी क्षेत्रीय महायुद्ध र विनाशको संकेत गरिरहेको छ। हर्मुज जलसन्धिको यो तनावले विश्वलाई एउटा यस्तो गम्भीर मोडमा पुर्याएको छ जहाँ कूटनीति अब मिसाइलको गर्जन र आर्थिक नाकाबन्दीको छायामा दबिएको छ। इरानले हर्मुजलाई आफ्नो ब्रह्मास्त्र बनाएर विश्व अर्थतन्त्रको नाडी छामिरहेको छ भने ट्रम्प प्रशासनले भेनेजुएला स्टाइलको घेराबन्दी मार्फत इरानको आर्थिक मेरुदण्ड नै भाँचिदिने रणनीति अघि सारेको छ। अमेरिकाका भीमकाय युद्धपोतहरू र इरानका अत्याधुनिक ड्रोन स्वाम बीचको यो टकरावले मध्यपूर्वलाई एउटा यस्तो विस्फोटक अवस्थामा पुर्याएको छ जहाँ सानो गल्तीले पनि विश्वव्यापी महायुद्धको ढोका खुल्न सक्छ। यो द्वन्द अब केवल दुई देश बीचको शक्ति प्रदर्शन मात्र रहेन, बरु यसले चीन, रूस र इरानको नयाँ युरेसियन ब्लक विरूद्ध अमेरिकी वर्चस्वको नयाँ शीतयुद्धलाई सतहमा ल्याएको छ। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।
1: सिधा कुरा जनतासँग चलाउँदै गर्दा केही वर्ष अगाडि रवि लामिछानेले भनेको यो कुरा सुन्नुहोस्।
2: अब यो क्यानाडाको मन्त्रीमण्डललाई देखाउन चाहन्छु। यो क्यानाडाको मन्त्रीमण्डल यहाँ आयो, रक्षा मन्त्रीलाई यातायात मन्त्री बनाएर काम हुँदैन। यी मन्त्रीहरूको ज्ञान र क्षमता नै यिनले जिम्मेवारी पाएको मन्त्रालयसँग सम्बन्धित छ। हामी कहाँ योगेश भट्टराईलाई पर्यटन मन्त्रीबाट हट्नु पर्यो, हट्नुहुन्छ कि मन्त्री पदबाट हट्नुहुन्छ कि बरु महिला तथा बालबालिका मन्त्रालय छान्नुहुन्छ भन्यो भने धरो धर्म के फरक पर्छ र? जिम्मेवारी पुरा गर्ने त हो नि, महिला तथा बालबालिका मन्त्रालय भए पनि जानु पर्ला भन्छन्।
1: वेल, अब यो परिपाटी केही हदसम्म चेन्ज हुने भएको छ र हाम्रै देशको मन्त्रीमण्डल पनि एज र क्वालिफिकेसनको हिसाबले एउटा उदाहरणीय मन्त्रीमण्डल बनेको छ। मन्त्रालय सम्हालिरहेका अधिकांश मन्त्रीहरू आफ्नो क्षेत्रमा विषय विज्ञ छन्। आधा भन्दा बढी मन्त्रीहरू 40 वर्ष मुनिका छन् र आइरोनी त सोडिम वागले नै यो मन्त्रीमण्डलका सबैभन्दा पाका मन्त्री हुन्। अब मन्त्रीहरूको शपथ खाएसँगै यो सरकारले तत्कालै के गर्ने भनेर शासकीय सुधार सम्बन्धी 100 कार्यसूची पारित गरिसकेको छ। आजको भिडियोमा हामी यही मन्त्रीमण्डलको मन्त्रीहरूको परिचय सहित त्यो मन्त्रालयले के गर्छ र यो 100 कार्यसूचीमा उनीहरूको मन्त्रालय अन्तर्गत उनीहरूले गर्नै पर्ने काम के परेका छन् त यिनै विषयमा चर्चा गर्नेछौ। अब नयाँ वर्ष आउँदैछ र अल्टिमाले पनि नयाँ वर्ष 2083 लागि भनेर न्यू इयर ग्रान्ड सेल सुरु गरेको छ। यही अप्रिलको 3 बेलुको 8 बजेबाट अनलाइनमा र अप्रिलको 4 बिहान 9:30 बजेबाट आआफ्ना आउटलेट्सहरूमा अल्टिमाले सुरु गरेको ग्रान्ड सेल क्याम्पेनमा अब तपाईँहरूले हरेक आइटम्समा अप टु 70% अफ पाउनुहुनेछ।

0: जस अन्तर्गत फर्स्ट 100 युजरलाई भनेर अल्टिमा 10K मिनी पावर ब्याङ्क, अल्टिमा बुस्ट 20K प्रो र अल्टिमा फ्युजन 360 रुपिज 2083 पाउन सक्नुहुन्छ। अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो ग्रान्ड सेल च्याम्पियनको प्राइसमा अझै थप 25 डिस्काउन्ट सहित तपाईँहरूले एमआरपी रुपिज 3599 पर्ने बुम 211 इयरबड्स न्यु इयर च्याम्पियन प्राइस रुपिज 1599 भन्दा पनि कम मात्र 1349 पाउनुहुन्छ। यो अफर फर्स्ट 100 युजरको लागि हो। यो सँगसँगै न्यु इयर प्राइस पोइन्ट डिल अन्तर्गत अल्टिमा X1 प्रो इयरबड्स 1444, अल्टिमा मार्बल स्पिकर 2444, अल्टिमा वाच सर्कल 3444 र अल्टिमा बुस्ट 20K अल्ट्रा म्याक्स जुन पावर ब्याङ्कबाट चाहिँ ल्यापटप पनि चार्ज गर्न मिल्छ त्यसलाई 4444 पाउनुहुनेछ। यो न्यू इयर ग्रान्ड सेल क्याम्पेनको अफरहरू अल्टिमाको अफिसियल वेबसाइट, दराज, जीवी, खल्ती, पठाउ बजार र अल्टिमाको आउटलेट्सहरूमा 10 अप्रिलको मिडनाइटसम्म उपलब्ध छ। पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। सस्मित पोखरेल मात्र 29 वर्षको उमेरमा शिक्षा तथा खेलकुद मन्त्री र सरकारको अफिसियल प्रवक्ता यानि कि स्पोक्स पर्सन, बालेसाको क्याबिनेटको सबैभन्दा कान्छा सदस्य हुन् सस्मित पोखरेल। अब यति सानो उमेरमै उनलाई यस्तो भारी जिम्मेवारी किन दिइयो त? सायद काठमाडौँ महानगरपालिकामा बालेनसँगै काम गर्दा उनले देखाएको रिजल्ट ओरिएन्टेड काम नै यो नियुक्तिको मुख्य कारण हुन सक्छ। उनले काठमाडौँ महानगरपालिकामा एसिस्टेन्ट एक्सपर्ट अफ अर्बन प्लानिङ कमिसनमा एडभाइजर हुँदा मेयर बालेनसासँगै मिलेर सरकारी स्कुलको मुहारै फेर्ने गरी धेरै सफल योजनाहरू ल्याए। उनकै अगुवाईमा विद्यालयमा स्मार्ट बोर्डदेखि मिड डे मिल्ससम्मको थालनी भयो। त्यस्तै बुक फ्री फ्राइडेको अवधारणा ल्यायो, जस अनुरूप हप्ताको एक दिन किताबी ज्ञान बिना नै विद्यार्थीको सिप, कला र क्रिएटिभिटीलाई नयाँ उचाइ दिने खाले गतिविधिहरूमा इन्भल्भ गराइयो। अनि उनले क्रिएटिभ स्कुल प्रोग्राम अन्तर्गत क्लास 4-12 विद्यार्थीलाई लक्षित गरी स्पोर्ट्स ट्रेनिङ दिने एउटा विशेष इनिसिएटिभ पनि सुरु गरे। र मोस्ट इम्पोर्टेन्टली शिक्षा मन्त्रालयले नै कार्यान्वयन गर्न नसकेको प्राइभेट स्कुलमा गरिब तथा जेएनदार विद्यार्थीलाई दिनुपर्ने 10% छात्र वृद्धिको पनि कार्यान्वयन भयो। जस अनुरूप हरेक वर्ष काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा अब वार्षिक देशैभरबाट 20,000 विद्यार्थीले स्कलरसिप पाउँदैछन्। स्थानीय तहमा उनले गरेको सुधारहरूले नै आज उनलाई शिक्षा र खेलकुद क्षेत्रमा एउटा नयाँ आशाको केन्द्र बनाएको छ। सस्मितको यो प्र्याक्टिकल एक्सपिरियन्स र चुनावी अनलाइन क्याम्पेनले गर्दा नै उनलाई इलेक्सनमा जायन्ट किलरको रूपमा उदय गरायो। उनी आफै हुर्केका क्षेत्र नम्बर 5 उनले 30,737 मत ल्याएर जित हासिल गरे, जबकि उनको बलियो प्रतिस्पर्धी मानिएको नेपाली कंग्रेसका जेनरल सेक्रेटरी र पूर्व मन्त्री समेत रहेका प्रदीप पौडेलले मात्र 9,159 मत ल्याए। तर यो जित अचानक भने आएको होइन। 18 वर्षको उमेरमै उज्जवल थापाको विवेकशील क्याम्पियनबाट शुरू भएको उनको यात्रा आज देशको प्रवक्तासम्म पुगेको छ। काठमाडौँ युनिभर्सिटीबाट लमा ब्याचलर्स गरेका सस्मित अहिले त्रिभुवन विश्वविद्यालयबाट गुड गभर्नेन्स, एन्टी करप्सन एन्ड पब्लिक पोलिसीमा मास्टर्स गर्दैछन्। इन्ट्रेस्टिङ कुरा त सरकारको शिक्षा मन्त्री बनेकाले अब टियुको प्रो चान्सलर पनि उनी नै हुन्। अब सस्मित शिक्षा मन्त्री भएको दोस्रो दिन नै एसईई पछि हुने ब्रिफ कोर्सहरूलाई ब्यान्ड गरेर आफ्नो काम सुरु गरिसकेका छन्। त्यसो त सरकारको पहिलो मन्त्री परिषद बैठकले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा शिक्षा क्षेत्रका सुधारका निम्ति पनि केही महत्वपूर्ण बुँदाहरू छन्। जस्तै बुँदा नम्बर 89 शिक्षा क्षेत्रमा एउटा क्रान्तिकारी परिवर्तनको घोषणा गरिएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा 5 विद्यार्थीलाई आन्तरिक परीक्षा नलिकन उनीहरूको क्लासरुम एक्टिभिटिजको आधारमा मूल्याङ्कन गर्ने भनिएको छ। परीक्षाले उनीहरूलाई मनोवैज्ञानिक असर वा दबाव दिने भएकाले उनीहरूको परीक्षा नलिने भनिएको हो। यो एकदमै राम्रो निर्णय भए पनि यसको फिजिबिलिटीको दृष्टिकोणले हेर्दा टिचरहरूलाई रेगुलर मूल्याङ्कन गर्ने तरिकामा प्रोपर ट्रेनिङ नदिकन यो कदम चाले शिक्षाको गुणस्तर घट्ने खतरा पनि उत्तिकै छ। यसै बुदा नम्बर 86 स्कुल र युनिभर्सिटीमा राजनीतिक हस्तक्षेप रोक्न 2 दलीय विद्यार्थी संगठन हटाई 3 स्टुडेन्ट काउन्सिल स्थापना गर्ने नीति पनि स्वीकृत भएको छ। यो अर्को एकदमै राइट डिसिजन र गर्नै पर्ने कार्य भए पनि वर्षौंदेखि जरा गाडेका राजनीतिक संगठनलाई हटाउन मन्त्री सस्मितलाई एउटा ठूलो प्रशासनिक र राजनीतिक चुनौती पनि हुन्छ। तर यस्तै चुनौतीका बीच पनि आफूलाई महानगरमा पनि प्रमाणित गरिसकेका सस्मितका निम्ति यी काम चुनौती मात्र नभएर इतिहास लेख्ने अवसर पनि बन्न सक्छ। सीतावादी बालेन्द्र शाहको 15 मन्त्रीमण्डलमा यो पटक 5 महिलाहरूको दरिलो उपस्थिति देखिएको छ। नेपालको इतिहासमा 33% महिला प्रतिनिधित्व सहितको मन्त्रीमण्डल गठन भएको यो नै पहिलो पटक हो। पुरानो परिपाटीलाई तोडेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिड गर्ने जिम्मेवारी यो पटक सीतावादीले पाएकी छिन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गर्दा उनी अलिक भावुक पनि देखिन्। आफूले कहिले मन्त्री बन्छु भनेर नसोचेको र आफ्नो विगत सम्झेर भावुक भएको उनी बताउँछिन्।
1: मैले चाहिँ अहिलेसम्म पनि यस्तो सोचेको छैन कि आज यो पदमा चाहिँ हुन्छु भनेर चाहिँ मैले अहिलेसम्म समस्त सोच्दै नसोचेको कुरा हो। यसरी पार्टीले हुन्छ नि हाम्रो हाम्रो जनताहरूले यो अवसर दिनुभएको छ, त्यसको लागि चाहिँ त्यो सम्झेर हुन्छ मेरो आफ्नो विगत र आफ्नो पास्ट हुन्छ नि त्यो

0: फ्यामिली सम्झेर चाहिँ मलाई अलिक इमोसनल जस्तो लाग्छ।
1: खासमा उनी बिलङ गर्ने समुदाय सीमान्तकृत र पछाडि परेको दलित समुदाय हो। वादीहरू 14 शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्बा, जाजरकोट र दैलेखमा बसोबास गर्न आइपुगेको बताइन्छ। त्यति बेला उनीहरूको मुख्य पेसा चाडपर्व, विवाह, व्रतबन्ध, भोज भतेर आदि अवसरमा राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु थियो। त्यस बापत बक्सिसमा प्राप्त हुने जग्गा जमिन, घर अनि नगद जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो। राणा शासनको अन्त्यपछि भएको रेडियो, टेप रेकर्डर, सिनेमा आदिको लहरले उनीहरूको त्यो परम्परागत पेसा खोसिन थाल्यो। त्यस्तो अवस्थामा गाउँका सामन्त धनाढ्यहरूलाई वादी महिलाको अस्मितामा खेल्न सजिलो भयो र अन्तत उनीहरू मध्ये केहीले त जीविकाको लागि यौन पेसा अँगाल्न पनि बाध्य भए। वादी बस्तीमा हरेक इन्टेन्सर भएका मानिसहरू पुगेर महिलाहरूमाथि दुर्व्यवहार गर्ने भएकाले महिलाहरू असुरक्षित महसुस गर्थे। तर सीता वादीलाई भने वादी समुदायसँग मात्र जोडेर उनको परिचय निकाल्न मिल्दैन। 30 वर्षीय सीताले पोलिटिकल साइन्समा मास्टर्स गरेकी छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन स्किल बेस्ड ट्रेनिङ जस्ता धेरै ग्रासरूट कार्यक्रमहरूमा काम गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित महिला समुदायको समानुपातिक सांसद बनेकी सीता वादी समुदायबाट देशको मन्त्री बन्ने पहिलो व्यक्ति हुन्। अब उनले सम्हालिरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भूमिका नेपालको सोसल कन्स्ट्रक्टमा निकै महत्वपूर्ण छ। देशको जनसंख्याको 51% महिला, 33.8% बाल बालिका, 10.21% ज्येष्ठ नागरिक र 2.2% अपाङ्ग भएका व्यक्तिहरूको हिस्सा यो मन्त्रालयले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो मन्त्री पद केवल एउटा कुर्सी मात्र होइन, यो त समाज सबैभन्दा पिछडी परेको वर्गको भरोसा हो। अब मन्त्री भएको दिन जब पत्रकारहरूले उनलाई तपाईँको योजनाहरू के छ भनेर सोधे, तब उनले मन्त्री हुने भन्ने त मैले आज बिहान बल्ल थाहा पाएको, योजनाहरू अब टिमसँग सल्लाह गरेर हामी बन्छौँ नि भनिन्।
0: आज भर्खर मात्रै थाहा भएको छ, अब यो काम पनि आज यस्तो यो पद पनि हुन्छ भन्ने पनि थाहा थिएन, मात्रै हुन्छ भन्ने पनि थाहा थिएन। त्यही भएर अब अहिले नै म यो भनेर भन्नुभन्दा पनि आज बिस्तारै हामी टिम मार्फत भएर चाहिँ अब कसरी हुन्छ हामी सबै मिलेर चाहिँ गर्ने।
1: मै सबै जान्दछु भन्ने अहंकारीहरूको भिडमा टिमसँग डिस्कस गरेर भन्छु भन्नाले मन्त्रीहरूप्रति सम्मान घट्ने भन्दा पनि अझै बढ्दै जान्छ। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको 5 नम्बर बुदामा समाजको सोसल कन्स्ट्रक्टका कारण विभेद र अवसरबाट वञ्चित भएका दलित तथा अल्पसंख्यकहरूलाई राज्यको तर्फबाट औपचारिक रूपमा क्षमा याचना माग्दै, यानि कि सरकारले नै अफिसियली सरी भन्दै सुधार उन्मुख कार्यक्रम घोषणा गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 97 महिलाहरूको सुरक्षित आवत निशुल्क ब्लू बस सेवा 7 प्रदेशमा शुरू गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 98 सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षा र लैङ्गिक हिंसा रोक्नका लागि सबै सवारी साधनमा सीसीटीभी र ड्यास क्याम जडान गर्ने तथा राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी प्रहरीसम्म तुरन्तै सूचना पुर्याउने व्यवस्था मिलाउने योजना 30 दिनभित्र कार्यान्वयन गर्ने भनिएको छ। यी सबै कुराहरूको कार्यान्वयन सीतावादीकै नेतृत्वमा यो मन्त्रालयले अरू मन्त्रालयहरूसँग पनि कोअर्डिनेट गरेर गर्नुपर्नेछ। अब मन्त्री हुनु कुनै सक्सेस स्टोरीको अन्त्य नभएर एउटा ठूलो जिम्मेवारीको शुरूआत हो। लाखौं मार्जिनलाइज महिला र बाल बालिकाको आवाज अब उनको डेस्कमा पुगेको छ। समयले नै प्रमाणित गर्छ यो जिम्मेवारी उनको लागि एउटा कार्य दक्षता देखाउने अपर्चुनिटी बन्छ कि प्रशासनिक अलदन भित्रको एउटा जटिल चुनौती। गणेश पौडेल कास्की निर्वाचन क्षेत्र नम्बर 2 विजय भएका राष्ट्रपाका गणेश पौडेलले विजय हुने बित्तिकै सामाजिक सञ्जालमा अबको 5 वर्ष तपाईँ यानि कि भोटर्सले र आफूले नगर्ने काम भन्दै 13 बुदा सार्वजनिक गरे। हाम्रो समाजको प्राय हरेक सेक्टरमा भित्रसम्मै जरा गाडेर बसेको नेपोटिजम अनि फोर्सको थ्रु काम गर्ने गराउने खराब प्रविधिलाई औलाउँदै उनको 13 लिस्टले समग्रमा बोलेको कुरा थियो। पद, शक्ति वा सम्बन्धको दुरुपयोग गरेर कुनै पनि प्रकारको व्यक्तिगत फाइदा, अनियमितता वा गैर कानूनी काममा सहयोग नगर्ने र समानता, पारदर्शिता र न्यायको आधारमा मात्रै काम गर्ने। केही समय यता लेखक, साहित्यकार र अभियन्ताको परिचय बनाएर हिँडेका 46 वर्षीय गणेश पौडेलको खास नाम खड्गराज पौडेल हो। उनले आफ्नो पहिलो नोभल पैतालाबाट नेपाली साहित्यमा राम्रो पहिचान पनि बनाएका छन्। जसरी बालनले पछिल्लो समय आफ्नो ऱ्यापहरूमा सामाजिक अनि राजनीतिक विषयहरूलाई ठाउँ दिँदै आएका थिए अनि ट्रेडिसनल पोलिटिक्सलाई प्रश्न गर्दै आएका थिए, त्यसरी नै वैकल्पिक राजनीतिक धारका समर्थक गणेश पौडेलले पनि आफ्नो साहित्य मार्फत तिनै कुराहरू उठाउँदै आएका थिए। पोखरा महानगरपालिका 14 मजेरी पाटनमा जन्मिएका गणेशले ऱ्यान्डम रिडर सोसाइटी मार्फत पठन संस्कृतिको विकास गर्नेदेखि सरलिज्म लगायतका नयाँ धाराहरूको प्रयोग गर्दै कलम चलाउँछन्। गणेश पौडेल सामाजिक सञ्जालमा पनि निकै एक्टिभ छन् र समाजमा हुने भ्रष्टाचार, अनियमितता, विकृति, विसङ्गति विरुद्ध आवाज पनि उठाउँदै आएका छन्। अङ्ग्रेजी साहित्यमा स्नातक र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका उनीसँग 15 वर्षभन्दा बढीको शिक्षण पेसाको अनुभव छ। नेपालको पर्यटनको राजधानी जसरी हेरिने गरेको पोखराले आफ्नै ठाउँको सांसदलाई पर्यटन मन्त्रीको रूपमा पाएको छ। उनलाई बालनले

गरेको कार्यपालिकामा पर्यटन तथा नागरिक उडान मन्त्रीको जिम्मेवारी दिएको छ। 2079 स्थानीय चुनाव ताका देशैभरि लौरो अभियान चलाउने मध्येका एक व्यक्ति गणेश पौडेल पनि हुन्। उनको र बालन बीचको आत्मीयता पनि यही दौरानबाट शुरू भएको थियो। लौरो चुनाव चिन्ह बोकेर बालनले काठमाडौँ महानगरपालिकाको मेयर पदमा जित्दै गर्दा गणेश पनि पोखरा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र लडेका थिए, तर उनी विजयी भने हुन सकेनन्। राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौं भन्ने नारासहित 79 स्थानीय चुनावमा उमिएका गणेशले हार बेहोरे पनि 2082 प्रतिनिधि सभा निर्वाचनमा विचारले जितौं चरित्रले टिकौं जस्ता नारा अघि सारेर विजयी भएका थिए। साहित्यदेखि समसामयिक विषयका गम्भीर बहसमा खुलेर तर्क राख्नेदेखि जस्तो सुकै परिस्थितिलाई पनि खित्का छाडेर हाँसी हाँसी स्वीकार्ने उनको बानीलाई समर्थकहरूले निकै मन पराएका छन्। तर उनको काँधमा आएको जिम्मेवारीलाई अब उनले कसरी स्वीकार्छन् त्यो भने हेर्नै पर्ने हुन्छ। किनकि नेपालको वान अफ द प्रमुख अर्थतन्त्रको मेरुदण्ड भनेकै नेपालको पर्यटन क्षेत्र हो, जसलाई पछिल्लो समय कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र राम्रो योजनाको अभावले शिथिल बनाएको छ। अरबौं लगानीमा बनेका पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको विवाददेखि हिमालय पर्यटनको अव्यवस्थित व्यवस्थापन र बढ्दो फोहोर जस्ता जटिल समस्याको रियालिस्टिक निकास अब उनले दिनुपर्ने हुन्छ। त्यस्तै 2013 युरोपियन युनियनले नेपाली वायु सेवालाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था अझै कायम रहेको बेलामा गणेश पौडेलले हाम्रो उडान क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा कसरी प्रश्नको घेराबाट निकाल्छन् त्यो पनि अब उनीमै भर पर्छ। बालनले चुनाव ताका देश दौडाएको बेलामा उदयपुरलाई बाली जस्तो बनाउन सक्ने कुरा अनि स्विजरल्याण्डको बाबु जसरी बढी बालिकालाई स्थापित गर्ने कुरालाई मृत रूप दिन व्यवस्थित पर्यटन विकासका लागि एक महिनाभित्र कार्ययोजना खाका प्रस्तुत गर्ने जिम्मा पनि अब गणेश पौडेलले नै पाएका छन्। यसका निम्ति सरकारले सार्वजनिक गरेको शासकीय सुधारका निम्ति 100 कार्यसूचीमा केही बुदाहरू छन्। जस्तै बुदा नम्बर 72 उदयपुर, अछाम, बाजुरा, बढीमालिका, अपिमाल ट्रेकिङ रूट, दोर्दीमाल ट्रेकिङ रूट लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योजना खाका प्रस्तुत गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 73 नेपाललाई आरोग्य पर्यटन यानि कि पूर्व दर्शन, ध्यान, योग, आयुर्वेद लगायतको हब बनाउने र नेपाल वेलनेस इयर 2027 मनाउने भनिएको छ। यी सबै कुराको तयारी र कार्यान्वयन अब गणेश पौडेलकै हातमा छ। गीता चौधरी। चैत्र 12 गतेको सांसदहरूको शपथ ग्रहण समारोहमा एउटा निकै आश्चर्यको दृश्य देख्न पाइयो। परम्परागत वेशभूषामा सजिएर आफ्नो समुदायका संस्कृति र पहिचानको महत्व झल्काउँदै सांसदहरू भेला भएका थिए। त्यो दृश्य सुन्दर रङहरूको मिश्रण इन्द्रेणी भन्दा कम थिएन। तिनै रङहरू मध्ये एक थिइन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी गीता चौधरी। कानुनी तथा सामाजिक सेवा पृष्ठभूमि भएकी गीताको सोही स्वभाव भोलिपल्ट चैत्र 13 गते मन्त्रीको शपथ ग्रहण गर्ने क्रममा पनि पुनः देखिएको थियो। 33 वर्षीय गीता चौधरीलाई कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय सुम्पिएको छ। निम्न आयस्रोत भएको थारू कृषक परिवारमा जन्मिएकी गीता चौधरीको व्यक्तिगत जीवनलाई निहाल्दा हामीले केही महिना अगाडि निकालेको पूर्व सांसद शान्ता चौधरीको जीवनमा आधारित यो कमलरी कमैया प्रथाको भिडियोसँग केही कुराहरू मिल्न जान्छ। अब कमैया कमलारी प्रथालाई विस्तृतमा बुझ्नको लागि चाहिँ त्यही भिडियो पक्कै पनि हेर्नुहोला। तर कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 4 असैना घर भएकी गीता चौधरीले कुनै समय थारू समुदायको भित्रसम्म जरा गाडेर बसेको यो प्रथालाई नजिकबाट देखेकी छिन्। थारू समुदायमा कतिपय किशोरीहरू कमलरी बस्न गइरहेको वा बीचमै पढाइ छोड्न बाध्य भएको निकै मजाले अनुभूति गरेकी गीता चौधरी आफै चाहिँ कमलरी बस्न नपरे पनि उनका हजुरबा कमैया बसेका थिए। गीताको परिवारको आर्थिक पाटो निकै नाजुक थियो, तर परिवारमा शिक्षाले भने निकै ठूलो ठाउँ ओगटेको थियो। जसअनुरूप ऋण काटेरै भए पनि गीताले मास्टर्स इन ल सम्मको अध्ययन सम्पन्न गरेकी छिन्। पछिल्लो समय युथ एडभोकेसी नेपालकी संस्थापक हुँदै सामाजिक न्यायको वकालत गर्ने गीताले कञ्चनपुर र आसपासका क्षेत्रमा 150 भन्दा बढी गरिब, दलित तथा सीमान्तकृत नागरिकलाई निशुल्क कानूनी सहायता प्रदान गरेकी थिइन्। गीता चौधरीको राजनीतिक सक्रियता 62-63 जनआन्दोलनबाटै शुरू भएको थियो र आफ्नो विद्यार्थी जीवनमा उनी एमाले निकट विद्यार्थी संगठन अनेराज्यूसँग आबद्ध पनि भएकी थिइन्। त्यस्तै 79 सालको निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उम्मेद्वार पनि बनेकी थिइन्। तर उनी चुनावमा जित निकाल्न भने सकिनन्। तर यो पटक राष्ट्रपतिको समानुपातिकबाट गीता चौधरी सांसद मात्र नभएर मन्त्री नै बनेकी छिन्। सड़कमा अधिकारको वकालत गर्दै हिँडेकी गीताको काँधमा अब कृषि क्रान्ति गर्ने र वनसँग सम्बन्धित उद्योगको तीव्र विकास गर्ने जिम्मेवारी आएको छ। सरकारको 100 कार्यसूचीको बुदा नम्बर 90 उल्लेख भए अनुसार प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने, व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने कृषिलाई सोयल हेल्थ कार्ड 3 महिनाभित्र दिने अनि प्रमुख खाद्यान्न कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्याङ्कन सुनिश्चित गर्न उधारो कारोबारमा अधिकतम 25 दिनभित्र

अनिवार्य भुक्तानी हुने र यदि समय अवधि भित्र भुक्तानी नभए ब्याज सहित भुक्तानी गर्ने भन्ने व्यवस्थालाई अब कसरी कार्यान्वयन गरिन्छ त्यो हेर्नै पर्ने हुन्छ। जे होस्, कृषि क्रान्तिको सुरुवात यसैबाट हुन सक्छ। वर्तमान बालेनको नेतृत्वमा गठन भएको सरकारले आगामी 5 वर्षभित्र नेपालको अर्थतन्त्रलाई $100 बिलियन पुर्याउने महत्वाकांक्षी लक्ष्य राख्दै गर्दा गीता चौधरीले लिड गरेको वन र कृषि मन्त्रालयले कस्तो रोल प्ले गर्छ त्यो अब बिस्तारै थाहा हुँदै जाने नै छ। निशा मेहता। प्रधानमन्त्री बालेन्द्र शाहको 15 सदस्यीय मन्त्री परिषदमा रहेका 5 जना महिला मन्त्रीहरू मध्ये निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका पाएकी छिन्। उनले पार्लियामेन्ट्री सर्टिफिकेट पाएपछि भावुक हुँदै भनिन्, यो भारी जिम्मेवारी केवल मेरो व्यक्तिगत सफलता होइन बल्कि समाजसेवा, पेसागत अनुभव र राजनीतिक धैर्यताको संगम हो। तर आखिर उनी को हुन् त? विगत 15 वर्षदेखि नर्सिङ पेसामा आबद्ध भएकी निशा मेहताले इन्डियाबाट नर्सिङमा मास्टर्स गरे पछाडि बीपी कोइराला इन्स्टिट्युट अफ हेल्थ एन्ड साइन्सेस धरानमा 3 वर्ष काम गरिन्। त्यसपछि उनी अहिले विराटनगरको विराट मेडिकल टिचिङ हस्पिटलमा नर्सिङ पढाउँदै थिइन्। यसरी वार्डमा बिरामीको सेवादेखि हस्पिटल म्यानेजमेन्टसम्मको फ्रन्टलाइन एक्सपिरियन्सले नै सम्भवतः उनलाई स्वास्थ्य मन्त्रालयमा छिर्ने ठाउँ बनाएको हुन सक्छ। यसै अनुरूप स्वास्थ्य क्षेत्रमा भएका ग्याप र मधेसी महिलाको समस्याहरूलाई उनले धेरै नजिकबाट देखेकी छिन्। सुनसरी जिल्ला इन्नरवाकी बासिन्दा निशा राष्ट्रपाको स्थापनासँगै यसको मेम्बर बनेकी थिइन्। पछिल्लो निर्वाचनको प्रतिनिधि सभामा पुग्न नसके पनि यसपालि महिला क्लस्टरबाट उनी समानुपातिक सांसद बनिन्। उनको नियुक्तिको एउटा मुख्य कारण चाहिँ प्रोफेसनल एक्सपर्टिजसँगै मधेसी समुदायको मजबुत प्रतिनिधित्व हुन सक्ने देखिन्छ। सरकारले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा स्वास्थ्य क्षेत्रका सुधारका निम्ति बुदा नम्बर 85 योजनाहरू राखिएको छ, जसमा सबैभन्दा महत्वपूर्ण योजना भनेको चाहिँ विपन्न असहाय तथा व्यवहारिक बिरामीका निम्ति गभर्नमेन्ट र प्राइभेट हस्पिटलमा कम्तीमा 10% बेड उपलब्ध गराउने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्ने भनिएको छ। त्यस्तै सुदूरपश्चिम अनि मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाको लागि एयर एम्बुलेन्स स्ट्यान्ड बाई राख्ने भनिएको छ। अनि अबको 3 महिनाभित्र डिजिटल पेसेन्ट रेकर्ड सिस्टम तयार पारी बिरामीको फाइल बोकी धाउने झन्झटलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ। सरकारले इन्टिग्रेटेड सिस्टम ल्याउने भनेको छ, जसबाट नेपालभरिका हस्पिटललाई कम्प्युटरबाट एक अर्कासँग जोडिने भएको छ। यसो गर्दा तपाईँको मेडिकल हिस्ट्री अब जुनसुकै डक्टरले भने तुरन्तै हेर्न मिल्छ। यो निर्णय एकदमै राम्रो देखिए पनि बिरामीका यस्ता गोप्य डेटालाई ह्याकरबाट जोगाउन र साइबर सेक्युरिटी निश्चित गर्नका निम्ति यो योजनाको मुख्य टेक्निकल चुनौती हुने देखिन्छ। अब मन्त्रीको सफल खाएपछि निशा मेहताको यो टिकटक भिडियो भाइरल भएको थियो।

अब यस्तो कुल अनि ग्राउन्ड रियालिटी नै बुझे कि एक नर्सले स्वास्थ्य मन्त्रालयको जिम्मा सम्हाल्नु नेपालको हेल्थ सिस्टमको लागि एउटा नयाँ आशा हुन सक्छ। बाँकी त अब काम हेर्ने हो। बालेन्द्र शाह नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ। 44 वर्ष अगाडि काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्तको रेज्युमे निकै फेसिनेटिङ छ। होटेल म्यानेजमेन्टदेखि डिजे अनि प्रोजेक्ट म्यानेजरदेखि सोसल एक्टिभिस्टसम्म उनले आफूलाई फरक फरक रूपमा राखेर टेस्ट गरेका छन्। ब्याचलर्स डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन पढेका श्रेष्ठले सुरुमा होटल र रेस्टुरेन्ट म्यानेजमेन्ट तथा विभिन्न डेभलपमेन्ट प्रोजेक्टहरूमा काम गरे। पछि 2072 भूकम्प पश्चात उनी सोसल वर्कतिर एक्टिभली लाग्न थाले। त्यसपछि उनैले फोर्स नेपाल स्थापना गरेर वान ट्री माई रेस्पोन्सिबिलिटी जस्ता इन्भाइरोमेन्ट क्याम्पेनहरू लिड गरे, जसले उनको ग्रासरुट इन्गेजमेन्टलाई मजबुत बनायो। राष्ट्रपतिका विराज भक्त श्रेष्ठले 2082 आम निर्वाचनमा काठमाडौँ 8 24,592 मत ल्याई सहज जित हासिल गरे। उनको राजनीतिक यात्रा परम्परागत दलहरूबाट नभएर केही समय अगाडिदेखि मौलाउँदै गरेको अल्टरनेटिभ पोलिटिक्सको आन्दोलनबाट सुरु भएको हो। आजभन्दा 9 वर्ष अगाडि उज्जवल थापाको विवेकशील नेपाली दल, जसले ट्रान्सप्यारेन्सी, गुड गभर्नेन्स अनि एन्टी करप्सन एजेन्डालाई अगाडि बढायो, त्यही धरातलबाट राष्ट्रिय राजनीतिमा उनको उदय भएको थियो। यसरी अल्टरनेटिभ पोलिटिक्स, सिभिक एक्टिभिजम र संसदीय भूमिकाद्वारा पहिचान कमाएका श्रेष्ठ 2074 समानुपातिक मेम्बर भएर बागमती प्रदेश सभा पुगेका थिए। त्यसै गरी 79 चुनावमा पनि काठमाडौँ 8 विजयी भएर राष्ट्रसभाबाटै उनी प्रतिनिधि सभा सदस्य भएका थिए। 2080 माओवादीसँगको गठबन्धन सरकारमा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा राष्ट्रसभा पनि सरकारमा गएको थियो, जहाँ विराज भक्त युवा तथा खेलकुद मन्त्री बनेका थिए, तर जम्मा 4 महिना 10 दिनको छोटो समयका लागि मात्र। अब त्यो छोटो कार्यकालमा उनको नेतृत्वमा ठूलो परिवर्तन

देखिएन तर स्पोर्ट्स इन्फ्रास्ट्रक्चर इन्फ्रा सुधार र पेरिस ओलम्पिक तयारी जस्ता मुद्दाहरूमा छलफल र सक्रियता बढेको देखियो। अब स्पोर्ट्स मिनिस्ट्रीबाट सिधै ऊर्जा मन्त्रालय, यो एकदमै ठुलो सिफ्ट हो। खासमा यो मन्त्रालयमा सागर ढकालको चर्चा थियो, तर विराट भक्त नै मन्त्री भएपछि सागर ढकालले पनि विराट भक्तलाई भेटेर आफूले जानेको कुरा सक्दो सहयोग गर्ने भनेका छन्। उनले लेखेका छन्, देश कायापलट हुनुभन्दा अघि ऊर्जाको जग बलियो हुनुपर्छ, चाहे त्यो चीन होस् वा परिवर्तन हुँदै गएको इथियोपिया। ऊर्जा तथा जलस्रोत मन्त्रालयले पुरै देशको कायापलट गर्न सक्छ। म आफै बन्छु वा बन्दिन त्यो ठुलो कुरा होइन, तर देश बन्नुपर्छ। आज करिब 2 घण्टा मेरो लामो समयदेखिको साथी विराज दाईलाई आफूले जानेको कुरा राखेँ र सकेको सहयोग गर्नेछु। राजनीतिमा यस अगाडिदेखि नै अहंकार र घमण्डलाई साइडमा राखी एकअर्कालाई सहयोग गर्छौं भन्ने प्रतिबद्धता जनाउनु एकदमै नयाँ प्रयास हो। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा विराज भक्त श्रेष्ठको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका निम्ति बुदा नम्बर 74 केही कुराहरू उल्लेख गरिएको छ। जस्तै 1 महिनाभित्र इनर्जी एक्सपोर्ट स्ट्राटेजी फाइनलाइज गर्ने, 180 डेज मेन्डेट भित्र पेन्डिङ विद्युत खरिद सम्झौता पीपीए तथा लाइसेन्सिङको बोटल नेकलाई एड्रेस गर्ने, विद्युत निर्यातलाई पिक टाइम प्राइसिङ मार्केटमा फोकस गर्ने, नेपाल विद्युत प्राधिकरणको स्ट्रक्चरल रिफर्म रोडम्याप लागू गर्ने र ऊर्जामा क्यापिटल इन्फ्लो बढाउन मल्टी डाइमेन्सनल फाइनेन्सियल स्ट्रक्चरको आधार तयार गरी यो सेक्टरलाई इकोनोमिक ब्याकबोनको रूपमा विकास गर्ने भनिएको छ। त्यस्तै गरी बुदा नम्बर 75 खानेपानी र सरसफाई क्षेत्रभित्र विभिन्न निकायहरू बीच समन्वयको कमी छ, जसलाई सुधार्न प्रधानमन्त्री र मन्त्री परिषदको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभागलाई सम्मिलित गरेर एकीकृत संरचना बनाउने योजना राखिएको छ। यसको लागि एक उच्च स्तरीय एकीकृत खानेपानी समन्वय टास्क फोर्स गठन गर्ने भनिएको छ। त्यस्तै पोखरा स्थित फेवाताल नजिकको अतिक्रमण हटाउने र शहरी विकास विधेयक र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक सदनमा पेश गर्ने भनिएको छ। अब परम्परागत राजनीति भन्दा फरक पृष्ठभूमिबाट आएका विराज भक्तको फरक दृष्टिकोणले नेपालको ऊर्जा क्षेत्रमा कस्तो इम्प्याक्ट पर्छ त्यो भने प्रतीक्षाको विषय नै भनेको छ। दीपक कुमार शाह, श्रम रोजगार र सामाजिक सुरक्षा मन्त्रालय। हरेक दिन 2,000 भन्दा बढी युवाहरू विदेशतिर मोडिने हाम्रो देशमा यो मन्त्रालय भनेको केवल एउटा कार्यालय मात्र होइन, यो हजारौंको भविष्यसँग जोडिएको ठाउँ हो। र आज यही महत्वपूर्ण मन्त्रालयको कमाण्ड सम्हाल्न आइपुगेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका 34 वर्षीय नेता दीपक कुमार शाह। महोत्तरी 2 विजयी भएका दीपक कुमार शाहले 19 पटक मन्त्री बनेका शरद सिंह भण्डारीलाई झन्नै 3 गुणा मतान्तरले पराजित गरेका थिए। उनको ब्याकग्राउन्ड हेर्ने हो भने उनको एक्सपर्टिज खासमा पब्लिक हेल्थको क्षेत्रमा देखिन्छ। उनले त्रिभुवन युनिभर्सिटीको इन्स्टिट्युट अफ मेडिसिनबाट ब्याचलर्स अफ अप्टोमेट्रीमा स्नातक गरेका छन्। त्यसपछि बेलायतको सरकारले कम्पिटिसनको आधारमा प्रदान गर्ने चिम्निङ स्कलरसिप पाएर उनी मास्टर्स गर्न युके गएका थिए। बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनबाट गत साल मात्र पब्लिक हेल्थमा मास्टर्स गरेका उनी नेपाल फर्किएका थिए। यही बीचमा उनले वर्ल्ड हेल्थ अर्गनाइजेसन डब्ल्युएचओ र एफएचआई 360 जस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर नेपालका निम्ति काम पनि गरेका छन्। अब यसरी पब्लिक हेल्थको पृष्ठभूमिबाट भएकाले श्रम नीति, विदेशी रोजगार, द्विपक्षीय सम्झौता जस्ता क्षेत्रमा उनको पूर्व संलग्नता खासै देखिँदैन। तर महत्वपूर्ण पक्ष चाहिँ के छ भने दीपक कुमार शाह त्यही महोत्तरी 2 आएका छन् जहाँको घर घरबाट युवाहरू रोजगारीको लागि विदेश हुनुपर्ने बाध्यता छ। महोत्तरी, सर्लाही र रौतहट जस्ता जिल्लाहरूबाट नै नेपालको सबैभन्दा ठूलो संख्यामा युवाहरू खाडी जान्छन् अनि कति त बाकासँगै फर्किन्छन्। सो यो हिसाबमा शाहको नियुक्ति सिम्बोलिक रूपमा निकै बलियो छ। उनलाई आफ्नो समुदायको त्यो पीड़ा मजाले थाहा छ, तर चुनौती पनि कम छैन। लेबर एडमिनिस्ट्रेसन एक्सपर्ट पूर्ण चन्द्र भट्टराईका अनुसार हामीसँग पोलिसी र प्लानको कमी छैन, असली परीक्षा त्यसको कार्यान्वयनमा हुन्छ। मन्त्रालय सम्हालेकै दिनदेखि दीपक कुमार शाहले सक्रिय रूपमा काम सुरु गरेका छन्। श्रम मन्त्रालयले विदेशी रोजगार विभागलाई टोकन सिस्टम ब्यान्ड गरेर सेम डे लेबर एप्रुभल दिने निर्देशन दिएको छ, अर्थात् आवेदन गरेको दिन नै श्रम पास जारी हुने व्यवस्था लागू भएको छ। साथै मिनिस्टर शाहले प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङको पाठ्यक्रममा आधारित अडियो भिजुअल सामग्री तयार गरी डिजिटल रूपमा विदेश जाने कर्मीहरूलाई उपलब्ध गर्ने निर्देशन पनि दिइसकेका छन्। यसै गरी अब सबै प्रवासी कर्मीहरूलाई कन्ट्रिब्युसन बेस्ड सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा नामबद्ध गर्ने कठोर नीति पनि लागू गर्ने घोषणा गरिएको छ। त्यसै सरकारको नवघोषित 100 बुझे कार्यसूचीको 6 नम्बरमा विक्रमसम्म 2082 जिएनडी आन्दोलनमा पारिएका शहीद परिवार र घाइतेहरूलाई उनीहरूको योग्यता अनुसार 100 दिनभित्र रोजगारी, सिप र मनोवैज्ञानिक सहायता सहितको पुनर्स्थापना प्याकेज दिने नीति सार्वजनिक गरिएको छ।
त्यसै शिक्षा मन्त्रालय अन्तर्गतको सिटिभिटी, मिनिस्ट्री अफ लेबर इम्प्लिमेन्ट एन्ड सोसल सेक्युरिटी अन्तर्गतको सिप विकास संस्था र उद्योग मन्त्रालयको व्यवसाय विकास संस्थानलाई इन्टिग्रेट गरी 60 दिनभित्र रोजगार सेवा केन्द्रहरूलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गर्ने योजना पनि राखिएको छ। यो चिजमा पनि उनले नै कोअर्डिनेट गर्नुपर्ने हुन्छ। त्यस्तै अहिले मिडल इस्टमा भइरहेको वारका कारण हाम्रा नेपाली दाजुभाइहरूको जीवधनको सुरक्षा गर्नेदेखि उनीहरूलाई नेपालमा ल्याउनु परेको खण्डमा उनीहरूका निम्ति रिहेबिलिटेसन प्याकेज ल्याउने सम्मका कामहरू पनि अब अन्य मन्त्रालयहरूसँग कोअर्डिनेट गरेर मन्त्रीशाले नै गर्नुपर्ने हुन्छ। विदेश पठाइदिने नाममा हुने ठगीदेखि सिप विकासका कार्यक्रमहरू उनकै मन्त्रालयभित्र पर्छन्। तसर्थ यी सबैको काममा शाहको भूमिका के रहन्छ त्यो समयले नै देखाउँछ। तर तुरुन्तै चाहिँ मन्त्रीशाले आफूमाथि लागेका यस्ता आरोपहरूको खण्डन गर्नुपर्ने भएको छ। शिशिर खनाल, बालेन्द्र शाह नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेका शिशिर खनाल 3 वर्ष अगाडि शिक्षा मन्त्री थिए। यसअघिको निर्वाचनमा पनि काठमाडौँ 6 विजयी भएका शिशिर खनाल माघ 3, 2079 पुष्पकमल दाहाल प्रचण्डको सरकारमा राष्ट्रपा पनि सामेल हुँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। तर राष्ट्रपा अध्यक्ष रवि लामिछानेको नागरिकता विवादपछि उत्पन्न भएको राजनीतिक अस्थिरताले गर्दा माघ 22 राष्ट्रपाका सबै मन्त्रीहरूले राजीनामा दिन्छन्, जसले गर्दा पद सम्हालेको केवल 19 दिनमै खनालले पनि मन्त्री पद छाड्नु परेको थियो। यो चुनावमा पनि काठमाडौँ 6 विजयी भएका खनालले यो पटक अझ महत्वपूर्ण जिम्मेवारी बोकी परराष्ट्र मन्त्रीको रूपमा फर्किएका छन्। शिशिर खनालले त्रिचन्द्र क्याम्पसमा इन्टरमिडिएटको पढाइ सकेर अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट पब्लिक अफेयर्समा मास्टर्स गरेका छन्। साथसाथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको इन्टरनेसनल डिपार्टमेन्टको हेड पनि हुन्। त्यही अनुभवले नै उनलाई बालेन शाहको क्याबिनेटमा ग्लोबल अफेयर्स सम्हाल्ने मौका दिएको हुन सक्छ। पद ग्रहण पश्चात शिशिर खनालले मिडल इस्टमा भइरहेको युद्धको कारण प्रभावित भएका नेपालीहरूको सुरक्षा उनको पहिलो प्राथमिकता हुने बताएका छन्। अब उनको कूटनीतिक तरिका कतिको कुशल छ त्यसको टेस्ट अहिले नै हुने देखिएको छ। सैबुद्धे कार्यसूचीमा परराष्ट्र मन्त्रालयले 2 डेडलाइन भित्र महत्वपूर्ण काम गर्नुपर्नेछ। पहिलो 7 दिनभित्र मिडल इस्टको संकटले नेपालको इकोनोमी र कामदारलाई पार्ने असर बारे डिटेल रिपोर्ट तयार पार्नुपर्ने र यो वारको असर नेपाल र नेपालीमा सकेसम्म कम पर्ने गरी सर्ट टर्म, मिड टर्म र लङ टर्म समाधानको उपायहरू खोज्नुपर्ने, अनि दोस्रो 30 दिनभित्र अन्तर्राष्ट्रिय संकटसँग लड्न एक मजबुत क्राइसिस म्यानेजमेन्ट नीति र रणनीति तयार गर्नुपर्ने। अब नेपाल जियो पोलिटिकली सेन्सिटिभ लोकेसनमा छ। जियो पोलिटिकली नेपाल जस्ता देशहरूलाई विश्वमा स्मल स्टेट भनिन्छ, त्यसैले यस्ता राष्ट्रहरूको चुनौती र अवसर दुवै हुन्छन्। सबैभन्दा ठूलो चुनौती भनेको भू राजनीतिक दबाव हो। भारत चीन जस्ता ठूला शक्तिशाली देशहरूको बीचको सन्तुलन कायम गर्नुपर्ने अवस्था, त्यस्तै पश्चिमी देशको प्रभाव पनि बढ्दो छ, जसले विकासमा अवसर ल्याए पनि कहिलेकाहीँ नीतिगत निर्भरता र सांस्कृतिक प्रभावको चुनौती पनि सिर्जना गर्छ। आर्थिक रूपमा सीमित उद्योग, वैदेशिक रोजगारीमा निर्भरता र ग्रान्ट्सहरूमा भर पर्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउन सक्छ, तर यही कुराहरू अवसर पनि बन्न सक्छन्। नेपालले आफ्नो भौगोलिक अवस्थालाई ब्रिज इकोनोमीको रूपमा प्रयोग गर्दै भारत र चीन बीच ट्रान्जिट र व्यापार हब बन्न सक्छ। निज डिप्लोमेसी मार्फत नेपालले आफ्नै विशिष्ट पहिचान, जस्तै शान्ति प्रक्रिया, जलवायु परिवर्तन अथवा एभरेस्ट र बुद्धभूमि जस्ता चीजहरूलाई विश्व मञ्चमा बलियो रूपमा प्रस्तुत गर्न सक्छ। साथै ग्रान्ट्स र अन्तर्राष्ट्रिय सहयोगलाई पनि रणनीतिक प्रयोग गरियो भने पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो फाइदा हुन सक्छ। त्यसैले छिमेकी राष्ट्रहरूसँगको इकोनोमिक डिप्लोमेसीदेखि लिएर गल्फको क्राइसिस म्यानेजमेन्टसम्म शिशिर खनालको जिम्मेवारी धेरै ठूलो छ। अन्तर्राष्ट्रिय जगतमा पुरै नेपालको छविलाई उनैले लिड गर्नुपर्नेछ। अब हेरौँ उनको पर्फर्मेन्स कस्तो रहला त। सुनिल लम्साल, सुनिल लम्साल र बालेनको ब्रोमान्स त हामीले यस अगाडिको भिडियोमा थोर बहुत देखाइ नै हाल्यौं। इन्डियामा मास्टर्स इन स्ट्रक्चरल इन्जिनियरिङ गर्दै गर्दादेखिका साथी हुन् सुनिल र बालेन। उनीहरूको दुवैको एकाडेमिक स्टाटस पनि उस्तै छ। बालेन जस्तै सुनिलले पनि एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ गरेका छन् र अहिले काठमाडौँ युनिभर्सिटीमा सोलिड वेस्ट म्यानेजमेन्टमा पीएचडी पनि गर्दैछन्। 35 वर्षीय इन्जिनियर सुनिल लम्सालको इन्स्टाग्राम प्रोफाइलको हाइलाइट हेर्ने हो भने यस्ता इन्जिनियरिङसँग सम्बन्धित इक्वेसन्स र फर्मुलाहरू भेटिन्छन्। हाम्रो देशको मन्त्रीमण्डलमा मन्त्रालयसँग सम्बन्धित एक्सपर्ट्सहरूले मन्त्रालयको लिड बिरलै गरेको पाइन्छ। वर्षौंदेखिको यही ग्याप फिल गर्दै स्ट्रक्चरल इन्जिनियर सुनिल लम्सालले बालेन नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको लिड गर्ने मौका पाएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मिएका अनि पछिल्लो 2 दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा रहेका सुनिलले भैरवाको गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट, पोखराको इन्टरनेसनल एयरपोर्ट अनि विराटनगर एयरपोर्ट जस्ता राष्ट्रिय स्तरका प्रोजेक्टहरूमा काम गरिसकेका छन्। हिस्टोरिकल सिंहदरबारको रिकन्स्ट्रक्सन गर्ने प्रोजेक्टमा पनि सुनिलको
डाइरेक्ट इन्भल्भमेन्ट थियो। त्यसै बालन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सुनिल पूर्वाधार एवं वातावरण विज्ञका रूपमा बालनसँगै कार्यरत पनि थिए। सोही क्रममा एकपटक बालनले सुनिल लम्सालाई धन्यवाद दिँदै कपनको खोला खोल्न एकदमै प्रमुख भूमिका निभाउने इन्जिनियर सुनिल लम्सालाई धन्यवाद भनेर पोस्ट पनि गरेका थिए। अब इन्डियाको

मिनास इन्स्टिट्युट अफ टेक्नोलोजीमा बालनसँगै भेट भएदेखि सुनिल र बालन सँगसँगै जस्तै नै छन्। महानगरपालिकासँग मिलेर काम गर्ने दौरानमा नै सुनिललाई स्थानीय सरकारको राम्रो एक्सपोजर मिलेको थियो। उनले नेपालको पोलिटिक्सलाई मजाले अनुभव गर्ने मौका पाएका थिए। तर उनको राजनीति प्रति चासो र झुकाव भने बालनसँग भेट हुनुभन्दा अगाडिदेखि नै थियो। लुम्बिनी इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ गर्दै गर्दा उनले एमालेको विद्यार्थी संगठन अन्तर्राष्ट्रिय भ्यूमा निकै एक्टिभ भएर काम गरेका थिए। तर जे होस्, अहिले राष्ट्रपाको महामन्त्री र भौतिक पूर्वाधार मन्त्रालय लिड गर्ने मौका पाएका सुनिल लम्सालको काँधमा ठूलो जिम्मेवारी छ। डेभलपमेन्ट फोकस मन्त्रालयहरू मध्ये भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा धेरै नेसनल बजेट पाउने गरेको अवस्थामा वर्षौंदेखि अलपत्र परेका रोड अनि पुल जस्ता पूर्वाधारहरूलाई समयमै सक्नेदेखि ट्रान्सपोर्ट सेक्टरमा हुने गरेको सिन्डिकेटलाई अन्त्य गर्दै सार्वजनिक यातायातमा सर्वसाधारणले खेप्नु परेको शास्ति, रोड एक्सिडेन्टहरू मिनिमाइज गर्ने लगायतका कैयौं च्यालेन्जेसहरू उनले अब फेस गर्नुपर्ने हुन्छ र निकास दिनुपर्ने हुन्छ। हाई एक्सपेक्टेशन राखेर हेरिएका सुनिल लम्सालले महानगरपालिकामा हुँदा बालनसँग मिलेर गर्न खोजेको सोलिड वेस्ट म्यानेजमेन्ट र स्मार्ट सिटी जस्ता परियोजनाहरूलाई पनि अब उनले कसरी अगाडि बढाउँछन् त्यो पनि हेर्न सबैजना उत्सुक छौं। किनभने बालन सरकारले सार्वजनिक गरेको 100 कार्यसूचीको 77 नम्बरको बुदाले शहरी विकास विधेयक र फोहोर मैला व्यवस्था सम्बन्धी विधेयक 2 महिनाभित्र मन्त्री परिषद समक्ष पेश गर्नुपर्ने भनेर भनेको छ। सुदन गुरुङ, यो भिडियो सुदन गुरुङले राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पदको शपथ गर्ने पछाडि सिंहदरबार प्रस्थान गर्नु अगाडिको हो। गाडी रोकेर सुदन समर्थकहरूलाई हात जोडेर नमस्कार गर्दैछन्, अनि यताबाट समर्थकहरूले चाहिँ भ्रष्टाचारीहरूलाई जेल हाल भन्दै विष्टप्लक सुदन भन्दैछन्। जेएनयू आन्दोलनको प्रमुख माग मध्ये भ्रष्टाचार रहित प्रणाली र सुशासनको कार्यान्वयन गर्ने बालन नेतृत्वको सरकारले सुदन गुरुङलाई आफ्नो प्रमुख हतियारको रूपमा अघि सार्दै गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो। सायद गृह मन्त्रीमा सुदन गुरुङको नियुक्ति हुन्छ भन्ने कसैले पनि आकलन गरेकै थिएनन् होला। उनी गृह मन्त्री बन्ने भनेर घोषणा भएपछि एकछिन त उनी मिमकै पात्र बने। उनका पुराना भिडियोजहरू सहित यस्तो मान्छेलाई गृह मन्त्री बनाउने हो भन्न थालियो। तर यो सिलसिला 24 घण्टा पनि टिकेन। नायक फिल्मको शैलीमा 24 घण्टा नबित्दै सुदन गुरुङकै नेतृत्वमा भाद्र 23 र 24 का दुई मुख्य आरोपीहरू पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुलिसले पक्राउ गर्यो। सुदनको कामको यो त केवल शुरूआत मात्र थियो। त्यस पछाडि हरेक दिन नै नेपाल प्रहरीले कोही न कोही हाई प्रोफाइललाई समातिरहेको छ। एमालेकी प्रदेश सांसद रेखा शर्मा, पूर्व ऊर्जा मन्त्री कंग्रेसका दीपक खड्का अनि जेएनयू आन्दोलनकै क्रममा रहेका काठमाडौँका सिडिओलाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अब आजभन्दा 6 महिना अघिसम्म सुदन गुरुङ केवल एउटा सोसल एक्टिभिस्ट मात्र थिए। कुनै समय इभेन्ट म्यानेजमेन्ट गर्ने अनि डिजेको रूपमा पनि काम गर्ने सुदन 2072 सालको भूकम्प पछाडि निरन्तर सामाजिक कार्यमा व्यस्त भए। कहिले भूकम्प पीडितलाई राहत वितरण गर्ने अनि कहिले कोभिड क्राइसिसको बेला अक्सिजन सिलिन्डर अनि भ्याक्सिन डेलिभर गर्ने। सुदन अग्रपन्थीमै रहेर मानवीय कार्यमा लडि नै रहे। सोही कार्यलाई निरन्तरता दिँदै सुदन र उनको हामी नेपाल टिम भाद्र 23 गतेको जेएनयू आन्दोलनमा भोलिन्टियरको रूपमा माइतीघर पुगेको थियो र यहीबाट सुदन गुरुङको जीवनले कहिले पनि नसोचेको मोड लिन पुग्यो। सामाजिक अभियन्ताबाट सुदन त्यसपछि प्रतिनिधि सभाको उम्मेद्वार नै बन्छन् र गोर्खा एकबाट भारी मतान्तरले विजयी हुन्छन्। खासमा जेएनयू आन्दोलनपछि आन्दोलनको लिडरको भ्याकुम देखिएर आन्दोलनको अस्तित्व नै मेटाउन खोज्ने कार्य हुँदै गर्दा आन्दोलनको मर्मलाई जीवित राख्दै अन्तिमसम्म कहिले सेनापति त कहिले राष्ट्रपतिलाई निकास दिनका निम्ति दबाब दिइरहने सुदन नै थिए। अनि यता निर्वाचन अघिसम्मै रवि बालेन अनि कुलमानलाई जसरी पनि मिलाउनु पर्छ, नयाँ शक्तिहरू एक ठाउँ आउनुपर्छ भन्दै अन्तिमसम्म लागि पर्ने पनि सुदन नै थिए। यसरी कोही पनि भ्रष्टाचारीलाई छोड्दिन, गोली हान्ने जति कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन भन्ने सुदन गुरुङ अब छोड्ने कि नछोड्ने निर्णय गर्ने ठाउँमा आफै पुगेका छन् र यही कुराको झल्को गृहमन्त्री भएको दिनबाट नै दिन पनि थालेका छन्। अब सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गतको 43 नम्बरको बुदामा उल्लेख भए अनुसार 2 चरणमा 48 सालदेखि अहिलेसम्म सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने कुरा सुदन गुरुङको लिडरसिपमा कसरी अगाडि बढ्छ त्यो हेर्नै पर्ने हुन्छ। अनि त्यसलाई पनि यो 100 कार्यसूचीमा परेका धेरै जसो काम चाहिँ गृह मन्त्रालय अन्तर्गत नै पर्ने भएकाले सायद यो 3 मिनटको उनको इन्ट्रोडक्सन भिडियो सुदनका निम्ति छोटो हुन सक्छ। त्यसैले हामी सुदन गुरुङको डिजेदेखि मन्त्रीसम्मको यात्रा र अब उनले गर्नै पर्ने कामहरू बारेमा एउटा अझै अर्को डिटेल भिडियो बनाउने नै छौँ, प्रतीक्षा गर्नुहोला। सोभिता गौतम, बालेन्साको क्याबिनेटमा कानून, न्याय र संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेकी सोभिता गौतम अहिले मात्र 30 वर्ष पुगिन्। 17 जुन 1995 दोलखाको तामाकुसी गाउँपालिकामा जन्मिएकी सोभिता पहाड़को बिजुली नपुगेको ठाउँबाट आफ्नो यात्रा सुरु गर्दै आज कानूनको नीति नियम बनाउने कानून मन्त्रालय लिड गर्ने ठाउँमा पुगेकी छिन्। यो निर्वाचनमा भरत

पूर्की पूर्व मेयर रेणु दाहाललाई चितवन तीनमा भारी मतले पराजित गर्दै सविताले आफ्नो दोस्रो संसदीय कार्यकाल शुरू गरेकी हुन्। 2079 को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 2 मात्र 27 वर्षको उमेरमा जितेर उनी प्रत्यक्ष निर्वाचनबाट जित्ने सबैभन्दा कम उमेरकी संघीय सांसद बनेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एकदमै प्रभावकारी सांसदको रूपमा छवि बनाएकी सुविधाले कन्स्टिट्युसनल काउन्सिल एक्ट, एन्टी करप्सन एक्ट, भूमि सुधारको विषय लगायत शिक्षा, स्वास्थ्य र नागरिक उद्योग क्षेत्रका अनेक मुद्दाहरू उठाएकी थिइन् अनि यी सबै कुराहरूका बीचमा आफ्नो पढाइ पनि कन्टिन्यू गर्दै थिइन्। त्रिभुवन युनिभर्सिटीको नेसनल कलेजबाट बीए एलएलबी पूरा गरेकी सुविधा अहिले इन्टरनेसनल लमा एलएलएम पर्स्यु गर्दैछिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार नामको स्वास्थ्य सम्बन्धी कार्यक्रम 4 होस्ट गरेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एमपी हुँदा सुवेदाले आफ्नो छवि राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुर्याउन सफल भएकी थिइन्। 2023 ग्लोबल प्लेटफर्म वान यङ वर्ल्डबाट पोलिटिसियन अफ द इयरमा परेकी सुविधा 2025 इन्टर पार्लियामेन्ट्री युनियन आइपियुको 150 सभामा स्वास्थ्य समितिको सदस्यको रूपमा निर्वाचित पनि भएकी थिइन्। अब यो मन्त्री परिषदको पहिलो बैठकले पास गरेको 100 कार्यसूचीमा सुविधाको माता हातमा पर्ने थुप्रै जिम्मेवारीहरू छन्। सम्पत्ति छानबिन, भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना लगायत भ्रष्टाचार नियन्त्रणको कानूनी पक्षको सबै जिम्मा सुविधाकै माता हातमा पर्छन्। त्यस्तै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन कानूनी व्यवस्था, संघीय निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने, सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक 60 दिनभित्र तर्जुमा गर्ने अनि सार्वजनिक खरिद ऐन 30 दिनभित्र संशोधन गर्ने लगायतका कुराहरू कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत नै पर्छन्। अब यो सबै बीच कानून मन्त्रालयको पदभार ग्रहण गरेपछि सुविताले पछिल्लो समय बढ्दै गइरहेको बलात्कार अनि त्यसपछि हुने हत्या, यौन हिंसा र बच्चाहरूमाथि अपराध जस्ता गम्भीर मुद्दाहरू कानूनी दृष्टिकोणबाट कसरी समाधान गर्न सकिन्छ र अपराधीहरूलाई उचित सजाय अनि पीडितलाई चाहिने न्याय कसरी दिन सकिन्छ भन्ने कुरालाई आफूले प्राथमिकतामा राखेको कुरा सार्वजनिक गरेकी थिइन्। अब दोलखाको पहाड़बाट नेपाल टेलिभिजन, नेसनल कलेजबाट सांसद र अहिले चितवनबाट सिंहदरबार, सुविधाको यो यात्रा अब परीक्षाको असली चरणमा प्रवेश गरेको छ। प्रतिभा रावल 32 प्रतिभा रावललाई बाल्य सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय सुम्पिएको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका 6 ऐठपुरमा जन्मिएकी प्रतिभाले 5 कलिलो उमेरमै बुबालाई गुमाएपछि निकै दुःख, मेहनत र संघर्ष गरेर पढ्ने लेख्ने मौका पाएकी थिइन्। सोही मेहनतलाई यथावत राख्दै उनले साउथ एसियाकै प्रतिष्ठित एजियन कलेज अफ जर्नालिजमबाट पोस्ट ग्रेजुएट डिग्री पूरा गरिन्। राजनीतिमा होमिनु अघि प्रतिभा रावलको 1 लामो पहिचान जर्नालिजमसँग जोडिएको थियो। साउथ एसिया चेक, रिपब्लिका डेली र ग्यालेक्सी फोके टेलिभिजन जस्ता प्रतिष्ठित संचार माध्यममा उनले काम गरेकी थिइन्। ग्यालेक्सी फोकेमा भने उनी रमेश प्रसाईले चलाउने गरेको सो लाल मोहरको प्रोड्युसर थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएबाट नै पार्टीमा सक्रिय प्रतिभाले पार्टी सभापति रवि लामिछाने योभन्दा अघिल्लो पटक होम मिनिस्टर भएको बेला उनको सचिवालयमा बसेर काम गरेकी थिइन्। रवि लामिछानेले उनलाई पर्दा पछिको योद्धा भनेर सम्बोधन नै गरेका थिए। अब अहिले तिनै योद्धा प्रतिभा रावलको काँधमा देशको समग्र निजामती कर्मचारीको व्यवस्थापन र संघीय, प्रदेशीय र स्थानीय गरी तिनै तहका सरकार बीचको समन्वयनको जिम्मेवारी छ। सामान्य प्रशासन मन्त्रालय भनेको सरकारी कर्मचारीको नियुक्ति, स्थानान्तरण र अनुशासनात्मक कारवाही सम्हाल्ने केन्द्रीय निकाय हो। अर्थात् पुरै ब्युरोक्रेसीको डिरेक्सन नै यही मन्त्रालयबाट निर्धारित हुन्छ। देशमा संघीय प्रणाली लागू भएको लगभग 1 बितिसक्यो, तर अझै पनि नागरिक केन्द्रित प्रशासन मजबुत नभएको बेलामा प्रतिभा रावलको नेतृत्वमाथि विभिन्न तहका सरकार बीचको समन्वय र सार्वजनिक सेवाको स्पष्ट फ्लो प्रदान गर्नुपर्ने च्यालेन्ज छ। अर्को भाषामा भन्ने हो भने बालेन नेतृत्वको सरकारमा ब्युरोक्रेसीले कस्तो पर्फर्म गर्छ, केही हदसम्म त्यो प्रतिभा रावलकै हातमा छ। सरकारको नयाँ कार्यसूची अनुसार बुदा नम्बर 12 प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने भनेर भनिएको छ। अर्थात् दलगत दबाव हटाउने, दलीय ट्रेड युनियनहरू खारेज गर्ने र अनुशासन उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने। अब यसको लागि कानूनी पक्ष, संघीय निजामती सेवा विधेयक कानून मन्त्रालयको तर्फबाट आए तापनि नेतृत्व भने प्रतिभा रावलले नै गर्नुपर्ने हुन्छ। त्यस्तै बुदा नम्बर 91 भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूको समस्या समाधान गर्न डिजिटल रेकर्ड तयार गर्ने नीति प्रस्ताव गरिएको छ। यस अन्तर्गत 60 दिनभित्र दर्ता संग्रह र प्रमाणीकरण गर्ने र लगभग 1000 दिनभित्र समग्र समस्या समाधान गर्ने टाइमलाइन छ। त्यस्तै बुदा नम्बर 99 100 दिनभित्र सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया शुरू गर्ने भनिएको छ। यस्ता सहकारीसँग सम्बन्धित विषयहरू पनि अब उनकै माता हातमा छ।
रावल पार्टीभित्र विनम्र

0: तर तर्कपूर्ण भनेर थिनिन्छन्। आफ्नो पहिलो नै संसदीय यात्रामा मन्त्री पनि भनेकी छिन्। अब पार्टीभित्रको उनको यो छवि मन्त्रीमण्डलमा पनि कायम हुन्छ कि हुँदैन, त्यो चाहिँ समयले नै बताउनेछ। आजभन्दा 3 महिना अगाडि पार्टी समायोजन सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोडिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्दै गर्नुहोस् डाक्टर साहब भनेका थिए।
1: र जुन उत्साहका साथ आज देशभर र विदेशमा सम्मिलित रहेका नेपालीहरूले जुन अन्दाज राष्ट्रपाको यो विस्तारलाई लिएर जुन उत्साह देखाउनु भएको छ, यो उत्साहलाई हेरेर म यति चाहिँ भन्न सक्छु, डाक्टर सोनी मोहनले यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्।
0: निर्वाचन अघि नै भनिएको यो कुरा नभन्दै सही साबित भयो र अर्थमन्त्रीमा तिनै सोडी मार्गलेको नियुक्ति पनि भयो। बालनको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा कसले कुन मन्त्रालय लिड गर्छ भन्ने बारे अन्यल भइरहँदा सायद अर्थ मन्त्रालय एकमात्र यस्तो मन्त्रालय थियो जसको अनुमान सबैले लगाइसकेका थिए। लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर्स र हार्वर्डबाट मास्टर्स अनि अस्ट्रेलियन युनिभर्सिटीबाट इकोनोमिक्समा पिएचडी गरेका सोडिङ वाग्लेको अर्थतन्त्रमा चर्चा धेरै पहिलाबाट थियो। वासिङटन डिसीको वर्ल्ड ब्याङ्कमा सिनियर इकोनोमिस्ट रहेर डाक्टर वाग्लेसँग विश्वका 20 भन्दा धेरै देशको आर्थिक नीति बनाउने 15 वर्षको अनुभव छ। 2072 भूकम्पपछि डाक्टर वाग्लेले पीडीएनए यानि कि पोस्ट डिजास्टर नीड्स एसेसमेन्टको को लिड गरे।
2: And the earthquake hit, do you remember the devastating earthquake? So that's when I was able to really test my own skills and networks and talent and what I could contribute to the country. And very proud of that time when we put together a post-disaster needs assessment in a record time, mobilizing like 200, 300, all the donors, development partners, did a very credible assessment of loss and damage as a result of the earthquake. 9,000 lives had been lost, but in terms of property, businesses affected, we quantified.
0: जसले गर्दा नेपाल पुननिर्माणको लागि लगभग $4 बिलियन विदेशबाट आएको थियो। राष्ट्रसभाका उपसभापति र हालका अर्थमन्त्री सोडिङ वाग्लेको राजनीतिक यात्रा 30 वर्षसम्म नेपाली कंग्रेससँग आबद्ध भएर शुरू भएको थियो, जस दौरान उनले नेपाली कंग्रेसको अर्थनीतिमा पनि मुख्य भूमिका खेलेका थिए। तर जब उनले कंग्रेसभित्रको भ्रष्टाचारमाथि खुलेर बोल्न थाले तब टप लिडरसिपलाई त्यो कुरा डाइजेस्ट गर्न गाह्रो भयो। अन्तत शेरबहादुर देउवा र आरजु राणाको पर्सनल ग्रिपका कारण सोडिम वाग्ले र नेपाली कंग्रेसको सम्बन्ध बिग्रियो।
2: So then I go back to Nepal, and this time I thought, okay, now I would take the plunge into politics. But the party that I was close to denied me a ticket because I'm fairly vocal against corruption issues, and the top leadership, which is totally corrupt and inept, they didn't like it, right? Mm-hmm. And others, they could probably co-opt, mm-hmm. buy off, threaten. With me, with all these international experiences, they probably thought, no, this guy can't be teased.
0: कंग्रेस सहितले दाई भाउजू साला भतिजाको असक्षम गिरोहमा परिणत हुने क्रममा छ भनेर पार्टी त्याग गरेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा भनेका थिए। अब नेपाली कंग्रेसबाट अलगिए भए पछाडि उनले रवि लामिछानेको राष्ट्रसभा प्रवेश गर्छन्। राष्ट्रसभाको तर्फबाट तनहुँ एकमा उपनिर्वाचनमा अघिल्लो चोटि 34,911 र यो पटक 38,040 मत ल्याएर आफूलाई बौद्धिक वर्ग र जनमानसको विश्वास दुवैमा फिट गराउन उनी सफल भएका छन्। दुईचोटि संसद प्रवेश गरिसकेका वाग्लेले आफ्नो पहिलो कार्यकालमा बजेटमा हुने पोलिसी करप्सन र सेटिङमाथि निर्मम भएर प्रश्न गरेका थिए।
3: गत वर्षको बजेट निर्माण प्रक्रियामा निश्चित स्वार्थ समूहहरूको डिजाइनमा करका दरहरूको अवैज्ञानिक हेरफेर गरी अभूतपूर्व नीतिगत कब्जा र भ्रष्टाचार गरिएको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा नै दिनु परेको थियो। यस वर्ष त्यस्तो नहोस्, त्यो कलङ्क नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको छ। अर्थ समितिको पहिलो बैठकमा नै अर्थमन्त्रीसँग पोलिसी करप्सन बारे सवाल जवाब भएकै हो। बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्याए जस्तो गरेर बैठक बसेर नियमावलीहरू नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगो झैं सल्किएको छ।
0: अब उनले नै तिनै भ्रष्टाचार र सेटिङ मुक्त गराएर विकास उन्मुख बजेट ल्याउनु पर्ने देखिएको छ। त्यति मात्र होइन, 100 बुँदे शासकीय सुधार अन्तर्गत बुदा नम्बर 78 अर्थ मन्त्रालयले 10 वर्षभन्दा धेरै समयदेखि इनएक्टिभ रहेका ब्याङ्क अकाउन्टहरूको पहिचान गर्ने र ती अकाउन्टमा रहेका रकमको कानूनी हकदार नभेटिएको खण्डमा 90 दिनभित्र त्यो पैसा सरकारी कोष यानि स्टेट ट्रेजरीमा ल्याई राष्ट्रिय हित र विकासमा प्रयोग गर्ने भनिएको छ। यो सँगसँगै निजी क्षेत्रको कन्फिडेन्स बनाउने र समग्र इकोनोमीलाई पाँच वर्षभित्र 100 बिलियन डलर पुर्याउने महत्वाकांक्षी योजनामा उनी कति अघि बढ्न सक्छन् त्यो चाहिँ समयले नै देखाउनेछ। विक्रम तिमी सिन्हा संचार तथा प्रविधि मन्त्री भएका विक्रम तिमी सिन्हाले नुवाकोटमा नेपाली कंग्रेसका पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलाई हराएर सबैको ध्यान तान्न सफल भएका थिए। पद ग्रहण गरिसके पछाडि संचार मन्त्रीको आवाजमा एक बेग्लै गम्भीरता थियो। उनले निर्मम भएर भने, मैले शपथका ती शब्दहरू मात्र उच्चारण गरेर आएको होइन, बल्कि आत्ममनन गरेको छु कि अब गलत गर्ने कुनै छुट छैन, नत्र ती अमर जीएनजी शहीदहरूको शराब लाग्नेछ।
4: कागजमा लेखिएको शब्द पढिरहेको होइन, मेरो दिलभित्रबाट, मेरो मनभित्रबाट मैले कुनै पनि गलत गर्ने छुट छैन, कुनै गल्ती भयो भने ती शहीदहरूको शराब म माथि लाग्नेछ। मैले विषयमा एकदमै धेरै चिन्तित बनेछु र फोकस भएर काम पनि गर्नेछु।
0: विक्रम, तिमी सिन्हासँग 15 वर्षभन्दा धेरै मिडिया सेक्टरको अनुभव छ र लगभग एक दशक अगाडि रेडियो सगरमाथामा प्रोड्युसर र प्रेजेन्टर भएर उनले काम गरेका थिए। नेपालमा मात्रै नभएर विक्रमले अस्ट्रेलियाको नेपाल एक्सप्रेसको एक्जिक्युटिभ एडिटर र साउथ एभिया .com जस्ता सिडनी बेस्ड मिडिया हाउसमा पनि एडिटर एडभाइजरको रूपमा पनि काम गरिसकेका छन्। संचार क्षेत्रको प्र्याक्टिकल अनुभव र ग्रिफिथ युनिभर्सिटी अफ अस्ट्रेलियाबाट जियो पोलिटिक्स र इन्टरनेसनल रिलेसनमा पीएचडी गरेका उनले गभर्नेन्स रिफर्म र क्लाइमेट पोलिसी जस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रेजेन्टेसन र रिसर्च पनि गरिसकेका छन्। संचार क्षेत्रको ग्राउन्ड रियालिटी र इन्टरनेसनल ट्रेन्ड बुझेका कारणले विक्रम इज अ गुड पिक फर कम्युनिकेसन मिनिस्टर भन्न सकिन्छ। एउटा रमाइलो संयोग चाहिँ के छ भने, बालनसाको क्याबिनेटमा शिक्षक र विद्यार्थी दुवैजना एउटै मन्त्रीमण्डलमा छन्। संचार मन्त्री विक्रम तिमी सिन्हाले ट्युको ह्युमेनिटिज फ्याकल्टीमा मास्टर्स लेभललाई पब्लिक पोलिसी र एन्टी करप्सन पढाउँथे र शिक्षा मन्त्री सस्मित पोखरेल उनको त्यो क्लासको विद्यार्थी थिए। जो पहिले क्लासरूममा गुरु शिक्षक थिए, आज उनीहरू नै क्याबिनेटको कुर्सीमा सँगै बसेर देशको नीति बनाउने कार्यमा लागि परेका छन्। नुवाकोटको एक साधारण कृषक परिवारमा जन्मिएका विक्रम लगभग 2 वर्ष अघि राष्ट्रपाबाट एक्टिभ पोलिटिक्समा उमिएका हुन्। अब सरकारले 100 दिनभित्र नेसनल इन्टिग्रेटेड डिजिटल गभर्नेन्स प्लेटफर्म स्थापना गर्दै एउटा ठूलो डिजिटल परिवर्तनको घोषणा गरेको छ। यसको मुख्य मन्त्र हो वान्स अन्ली डेटा प्रिन्सिपल। अब हामीले नागरिकता नम्बर जस्ता आफ्ना विवरण एकपटक सरकारी सिस्टममा समावेश गरे पछाडि अरू सबै सरकारी सेवाको लागि त्यो अटो फिल हुन्छ, जसले धेरै पटक दोहोरिने कामलाई हटाउन सक्छ र सबै सरकारी सेवालाई एउटै सिङ्गल डिजिटल विन्डोबाट झन्झट मुक्त र सहज बनाउँछ। सजिलो भाषामा भन्ने हो भने, यदि यो प्रभावकारी रूपमा लागू भयो भने सरकारी ढोका ढोका धाइरहने र झोलाभरि कागजको भारी बोक्ने दिन सकिन्छ र देशले डिजिटल युगमा ठूलो फड्क मार्छ। इडेन इन्स्टिट्युट फर एडभान्स रिसर्चका चेयरम्यान रहिसकेका तिमिल सिन्हा आज देशको संचार नीति बदल्ने कुर्सीमा बसेका छन्। के अब डाक्टर तिमिल सिन्हाले आफ्नो शैक्षिक क्षमता र लामो मिडिया अनुभवलाई रिजल्टमा बदल्न सक्लान्? नेपालको संचार मन्त्रालयमा उनको यो नयाँ युग कस्तो हुन्छ, त्यो चाहिँ हामी सबैको पर्खाइको विषय हो। यसरी हेर्दा धेरैपछि एउटा आशलाग्दो मन्त्रीमण्डल देखिन्छ र सरकारको सयबुद्धे कार्यसूची हेर्ने हो भने यसले अझ धेरै आश बढाइदिन्छ। वर्षौंदेखि प्रणालीमाथि प्रश्न उठाउँदै ढिला सुस्तीको आलोचना गर्दै र जवाफदेताको माग गर्दै आएका हामीलाई यो नयाँ सयबुधे कार्यसूचीले साँच्चै नै एउटा नयाँ फरक संकेत दिएको छ। यस्ता दस्तावेजहरूले सरकारको इन्टेन्सन देखाउँछ र मैले फेसबुकमै लेखेको कुरा यहाँ पनि दोहोऱ्याउँछु। कसियसली अप्टिमिस्टिक, वाचिङ क्लोजली, होपिङ दिस टाइम इट्स डिफरेन्ट, यानि कि सावधानीपूर्वक आशावादी, आशा छ यो पटक फरक होस्। अब यो कार्यसूचीका अधिकांश डेडलाइन 3 महिनादेखि 100 दिनका छन्। त्यसैले अब सरकारको 100 दिन बितेपछि हामी फेरि कार्यसूचीबाट के काम भए भएनन् त्यसको बारेमा भिडियो बनाउने नै छौँ। त्यसका निम्ति सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, थ्याङ्क यू फर वाचिङ।

एकै सालतिरका च्याम्स्वे तस्विरहरूमा हेटौडा भर्खर भर्खर बामे सर्दै गरेको बजार थियो। काठका झुपडीहरू, दुई चार पक्की घरहरू, काठमाडौँ र नारायणघाट चल्ने बस र ट्रकहरू, कर्णापारीको विशाल खाली मैदानमा औद्योगिक क्षेत्र खुलिसकेको थियो। यही भित्र चिनिया सहयोगमा खुल्ने भयो एउटा भव्य उद्योग, हेटौडा कपडा उद्योग। राजमार्ग र औद्योगिक क्षेत्र

जंक्सन बनिसकेको हेटौडामा कपडा उद्योगले गुलजार थप्ने भयो। पहाड़का मान्छेहरू बसाई आउन थाले। जागिर र तलबले सपनाहरू रंगीन बनाउन थाले। कुनै समय 1200 जनालाई रोजगारी दिएको हेटौडा कपडा उद्योग अन्तत 2064 सालमा बन्द भयो। एउटा वैभवको अवसान भयो। चिनिया टोलीसँगै 33 सालमा उद्योगको जग खन्ने सयौं हात मध्ये एक जोडी हात प्रकाश पौडेलका पनि थिए। त्यसपछिका 23 वर्ष यसै उद्योगमा मजदूर भएर बिताएका पौडेलसँग आज हामी उही हेटौडा कपडा उद्योग घुम्नेछौं। अहिले श्यामसोई तस्विरले भएको कपडा उद्योगका भत्केका भित्ता र खिया लागेका मेसिन सुन्याउनेछौ र पुर्याउनेछौ तपाईँलाई ती दिनहरूमा जहाँ ढकमक्क गुलमोहर फुलेका हुन्थे र माहुरी जस्ता मजदूरहरू सपना जस्ता कपडा बुनिन्थे।

0: 1200 मान्छे यो उद्योगबाट मात्रै, अनि अरू उद्योगहरू 32 उद्योग त्यो बेला 36-37 सालमा चालु थियो। चालु भएको उद्योगबाट मान्छे निस्किँदा एकपल्ट त एकदमै रमाइलो हुन्थ्यो, अनि फेरि रङ्गी बिरङ्गी त्यो ड्रेसहरू लगाएर, अब छुट्टा छुट्टै उद्योगको छुट्टा छुट्टै ड्रेस हुन्थ्यो नि, कुन उद्योगबाट को निस्क्यो भन्ने कुरा पनि हुन्थ्यो। अनि मे दिवस मनाइन्थ्यो, मे दिवस मनाउने बेलामा तपाईँको यति रमाइलो हुन्थ्यो कि त्यो रङ्गी चङ्गी पुरै जुलुसै ड्रेसै ड्रेसले।
1: कपडा उद्योगको चाहिँ कस्तो ड्रेस थियो?
0: निलो किसिमको पैन्ट सर्ट पैन्ट थियो छोरा मान्छेहरूको लागि, छोरी मान्छेहरूको लागि चाहिँ पहेँलो बेसमा निलो पारी भएको। यो अहिले हामी छोडेर आयौँ नि, यो चाहिँ वर्कसप हो। यो यहाँदेखि त्यहाँसम्मको पार्टमा चाहिँ जति पनि भित्र सामग्रीहरू बिग्रिन्थ्यो त्यो बिग्रेको सामानहरूलाई चाहिँ जोड्ने, मर्मत गर्ने, फेरि लगाउने त्यो वर्कसप भयो। यो चाहिँ कपास गोदाम, नेपालगञ्जदेखि लिएर नेपालको पश्चिम बेल्टमा थुप्रै कपास खेती हुने र कपास विकास समिति समेत बनेर यति धेरै कपास उत्पादन हुन्थ्यो कि एकपल्ट त पाकिस्तानबाट कपास ल्याउनु नपर्ने स्थिति बनिसक्यो।
1: पाकिस्तानबाट
0: आउँथ्यो, यहाँ चाहिँ कि पाकिस्तानको कपास कि हाम्रो नेपालकै कपास, त्यो हाम्रो पुरानो गाडीहरू
1: स्टाफहरूलाई
0: ल्याउने लाने चारवटा बसले पनि पुग्दैन थियो, धेरैलाई क्वार्टर पनि दिएको थियो, क्वार्टर नपुग्नेको जो घरमा बस्नुहुन्छ उहाँहरूको लागि बस्छ। हामीले नि मागेर जस्तो त्यो बेला फ्याक्ट्री चल्यो, चल्ने बेलामा यहाँबाट 10 किलोमिटर टाढाबाट हिँडेर आउनुहुन्थ्यो, 8 बजे यहाँ ड्युटी आइपुग्नुहुन्थ्यो, 10 किलोमिटर टाढाबाट ड्युटी छुटेपछि पनि 10 किलोमिटरसम्म हिँडेर जानुहुन्थ्यो। त्यसरी पनि धेरै दुःखले काम पनि गर्नुभयो धेरै मान्छेहरूले, तर उहाँहरू जतिले गर्नुभयो उहाँहरूको जीवन राम्रो बन्यो किनभने यही उद्योगले गर्दा बन्यो।
1: कस्तो लाग्छ तपाईँ यहाँ आउनुहुन्छ कहिले कहिले?
0: किन नआउनु? यो हामीले जमिन पनि यो जमिन बनाउने थानु बनाउनेदेखि लिएर यसरी सुरु गरेको, हामी आउने बेला यो खाली जमिन थियो।
1: ए, तपाईँ कति सालमा आउनुभएको थियो?
0: म 32 सालको अन्त्यतिर, 33 सालको सुरुमै हो। चाइनिजहरू आउनुभएको थियो, उहाँहरूसँगै हामीले सिकेको सबै कामहरू, जति पनि यहाँ नेपालीहरू थिए विदेशी कामदार एउटा पनि थिएन। चाइनिजहरूले भारतीय कामदारहरूलाई राख्न रुचाउँदैन थियो, 1100-1200 जुन कामदार यहाँ थिए, कर्मचारी थिए, उहाँहरू चाहिँ सबैजना नेपाली नै हुनुहुन्थ्यो।
1: के भाषा बोल्नुहुन्थ्यो सिकाउने बेलामा?
0: सुरुमा त अलिक गाह्रो, पछि भएपछि हाम्रो पनि कुरा उहाँहरूले बुझ्नुभयो 4-6 महिनापछि, अनि हामीलाई पनि धेरै कुरा उहाँहरूको आउने भन्यो, जस्तो जाने आउने गर नगर, होइन आइज ढिलो चाँडो, होइन उठा तल राख, होइन कस खोल जे भन्ने हो नि, राम्रो हो नराम्रो हो सबै कुरा। त्यो बसहरू उद्योगहरू रस्ट भएको देख्दा यहाँको सबै कर्मचारीहरूले असाध्यै पिर मान्नुहुन्छ, रुनुहुन्छ, यस्तो भयो। उहाँहरूको मन के छ भने बरु हामीले केही समय काम गरेर यो फ्याक्ट्री चाहिँ कसैलाई सकुशल जिम्मा दिन पाए हुन्थ्यो।

0: थुप्रै मान्छेहरू
1: यो
0: बाटोमा यहाँ सबैले टिफिनमा खाना लिएर आउनुहुन्थ्यो, कतिले हातमा लिएर आउनुहुन्थ्यो टाढाकोले, नजिकैको मान्छेहरूको चाहिँ घरबाट यहाँ ल्याइदिनुहुन्थ्यो, गेटमा ल्याइदिने, गेटबाट लिएर आउने यहाँ
1: हेटौँडै अर्कै थियो होला त्यसो भए त यो चल्ने बेलामा।
0: हाम्रो चाहिँ 30-31 गते जुन तलब रिलिज हुन्थ्यो नि,
1: हजुर,
0: 1100-1200 मान्छेलाई तलब तिन दिन जति गएर तलब रिलिज हुने बित्तिकै के हुन्थ्यो, हेटौँडा त रनक्क तात थियो, यहाँदेखि रक्सोलसम्मको बजारमा पुरै पैसा फ्लो हुने, महिनाभरि उधारो दिने खाने सबै कुराको छिनोफानो त त्यही दिन हुने पनि, माघी आए जस्तो। अझ दसैँ आयो भने त अर्कै रमाइलो, दसैँमा चाहिँ कस्तो नि कपडा यहाँबाट 30 मिटर एकजनाकोलाई दिने गरेको थियो होइन, त्यो कपडाको हर व्यक्तिले कपडाको पोको चाहिँ बोकेर हिँड्ने पछि त त्यो छुट्टै रमाइलो।
1: बजारमा पनि त सबैले त्यही कपडा लाउने होला नि,
0: लाउने स्कुल पछाडिपट्टि थियो, क्वार्टर पछाडिपट्टि
1: थियो,
0: थियो हेटेक्स इङ्ग्लिस स्कुल भन्ने, हाम्रो बच्चाहरू यहीँ पढेको, मेरो दुईटा बच्चा यहीँ पढेको, स्कुल भग्नावशेष छ,

0: यसको प्रारम्भ चाहिँ यहीँबाटै हुने हो यो. हामीसँग लाइट केही छ? यो ठाउँमा चाहिँ कवास जुन बाहिरबाट आउँछ नि, त्यो कवास यो ठाउँमा आउने. त्यो गोदाम भयो, गोदामबाट गुडाएर यहाँ ल्याइसकेपछि यहाँ यो कवासलाई खोल्ने, मिलाउने यहाँ गरिसकेपछि यहाँबाट अब कवास अगाडि बढ्दै जान्छ.
1: यहाँ मुनिबाट जान्छ?
0: हजुर, अन्त यहाँ यहाँबाट हालेपछि यहाँबाट कवास यता जान्छ. यो
1: अझै छन् कपासहरू त यहाँ, यही कपास छैन?
0: हजुर, यो चाहिँ बिग्रेको कपास, एक राउन्ड छानिएर रहेको, यसलाई चाहिँ फेरि फिल्टरमा लैजाने हो. यो
1: गर्दा गर्दै यतिकै छोडेको जस्तो,
0: गर्दा गर्दै छोडेको, यो त काम हुँदा हुँदै छोड्यो. यो यो पनि त्यही कपासलाई फिट्ने, यो मेसिनले यो भित्र लगेर कपासलाई फिटेर गयो भने त्यसको गेडाहरूलाई निकालिदिने हो. यो सबै धुलो धुलो फोहोर जति यतापट्टि निस्किने, अनि राम्रो कपास जति कपास छानिएर अनि माथिबाटै जाने.
1: अनि यो त पुरै कपासै कपास उडेको हुन्थ्यो होला यो ठाउँमा त?
0: बाहिर उड्दैन, बाहिर त एयर कन्डिसन हुन्छ, ऊ यो जुन हावाहरू माथिबाट आइराखेको हुन्छ होइन, बाहिर त त्यस्तो केही डिस्टर्बै हुँदैन.
1: कपासको धुलो
0: केही मेसिन चल्या हुन्छ, अनि धुलो एकदम कन्ट्रोल हुन्छ, थोरै हुन्छ, मास्क लाएरै गर्नुपर्छ गर्न त. अब मुख्य प्लान्ट चाहिँ यहाँबाट सुरु हुन्छ. कपासको रोल उताबाट आएपछि यसमा यो चाहिँ रोललाई कन्ट्रोल गर्ने यो पिन हो, यसमाथि रोल बस्या हुन्छ, त्यसैमा आधार बनेर, अनि यहाँबाट चाहिँ भित्रभित्र रिफाइनिङ हुँदै जान्छ. यो कपासको सुरुवात, यो जस्तो एउटा दुईवटा तिन चारवटा मेसिन भयो, योबाट चाहिँ कपास छानिँदै छानिँदै छानिँदै ठिक पल्लो छेउमा पुग्दा एकदम सफा कपास हुन्छ. यो मेसिनहरू अहिले हेऱ्यो भने सबै मेसिनहरू राम्रो छ. यो चाहिँ अलिक बढी हावा लाग्ने ठाउँ भएको भएर अलिअलि समस्या भएको छ, तर भित्र जुन ठाउँमा हावा लाग्दैन त्यो ठाउँमा यो मेसिन पनि केही पनि भएको छैन. अन्त बेल पनि जस्तो छ, यो पनि जस्तो छ. यो चाइनिजले यो प्रविधि धेरै प्रविधि खेलाउनु नपर्ने मेसिन चाहिँ यहाँ ल्याइदिएको. यो सेमी अटो भन्छ, यो फुल्ली अटो पनि होइन, सेमी अटो मेसिन हो यो. यो चारैवटा मेसिनले एउटै काम गर्दै गर्दै अगाडि बढ्ने, यो सफा हुँदै हुँदै हुँदै कपास सफा हुने र गेडा छान्ने काम गर्छ.
1: यत्रो यत्रो मेसिन देख्दा त सुरु सुरुमा तपाईँलाई पनि अचम्म लाग्यो होला है?
0: होइन, हामीलाई अचम्म किन लागेन भने हामी आउँदा मेसिन आएको थिएन, बाक्समा यत्रो यत्रो टुक्रा आएको थियो, कुनै ठुलो टुक्रा कुनै सानो टुक्रा. अनि हामी नेपाली कामदारहरू सबैजनालाई त्यो अचम्म मान्ने कुरा चाहिँ केही हुँदै भएन, किनभने यो हामीले जगदेखि नै बनाउँदै बनाउँदै गएर बनिसकेपछि वाह कति राम्रो चिज बन्यो भन्ने मात्रै हो. त्यसरी काम गर्ने औजारहरू यो, यसलाई कस्ने, खोल्ने, ठोक्ने, पिट्ने सबै चिजहरू यसैमा राख्ने. यो सबै यो बेल्टहरू जस्तो कुनै बेल्ट खिइन्छ के हुन्छ, चेन्ज गरेको छ, कुनै नयाँ छ चेन्ज गर्न ल्यायो होला, अब जुन अवस्था छ त्यही अवस्थाबाट छोडेर हिँड्नु पऱ्यो नि फ्याक्ट्री त. यो हेऱ्यो भने कुनै चिज पनि बिग्रेको छैन यसमा, मेसिनमा जस्तो छ त्यस्तै छ, बेल्ट जस्तो छ त्यस्तै छ. यो छिटो बिग्रिने चिजै होइन यो गियरहरू. यो अबको 200 वर्ष चलाए पनि के हुने छ र, यो चाहिँ मोटर जस्ता जस्तो छ.

0: मान्छेहरूले हेर्न आउनुहुन्छ अनि यो खोलेर त्यत्तिकै छोडिदिने कि यो चाहिँ यो सबै कभरिङ भएर बस्यो भने बिग्रिँदैन. अनि यो चाहिँ यसरी फिल्टर हुँदै हुँदै आएपछि यहाँ आएर पुरा दाई गरेर यसलाई चाहिँ कबासलाई अझ यसले चाहिँ स्ट्रक गरेर तान्ने यहाँबाट यहाँबाट तानेको कबास त्यहाँ गरेर रोलर हुने हो. यही पाइपबाट जाने हो. यो पाइपबाट गएर यो मेसिनमा काम हुन्छ, त्यसबाट अर्कोमा हुन्छ, अर्कोमा हुन्छ, गर्दै अगाडि पुग्दा चाहिँ गुन्द्री जस्तो बन्छ र अनि त्यो सुइरो त्यहाँ राखिदियो रोलर भएर जान्छ. अनि यसको धुलोहरू चाहिँ सबै बटुलिएर उतापट्टि बाहिर अर्को यहाँबाट उतापट्टि जान्छ. यहाँ बस्दैन, यहाँ केही पनि धुलो देखिँदैन. यो वरिपरि यो लिगमा यो आफै रोटर भएर घुमेर यसलाई तान्यो. उताबाट कपास आयो, यहाँबाट गयो, यहाँबाट तानेर लिएर गयो अनि त्यहाँ रोलर भयो. त्यो रोलर भएको चाहिँ अब हाम्रो अर्को शाखामा जान्छ. अनि यो भित्र चाहिँ त्यो छान्ने जालीहरू फिल्टरहरू थुप्रै फिल्टरहरूको बिचमा गएर धुलो बाहिर उड्न नदिएर अनि भित्रै कन्ट्रोल गरेर अनि त्यो धुलोलाई चाहिँ अन्डरग्राउन्ड लगेर अनि पछि उठाएर बाहिर लगेर फाल्ने त्यो चाहिँ मोलको रूपमा युज हुने रहेछ. यो चाहिँ कुनै घटनाहरू केही भयो भने मेसिन बन्द गर्नु पर्यो भने यो घन्टी चाहिँ बजाउने हो. इमर्जेन्सीमा बज्ने अनि मेसिनमा कुनै ट्रबल आयो भने जस्तो अपरेटर यहाँ बसिराखेको छ होइन वा अपरेटर कहीँ काम गर्दैछ तर यो मेसिनमा केही अड्कियो भने त्यो घन्टी बजिहाल्छ क्या. कुनै समस्या पर्यो भने घन्टी बजिहाल्छ. ल यो कबासबाट राम्रो कबास बनाएर निकालेर यो ठाउँमा रोलर राख्ने अनि यस्तो गाडामा हालेर त्यसलाई चाहिँ अब यता लिएर आउने.
1: यो रहेछ कि क्या हो राम्रो कपास?
0: हो, नम्बर वान कपासै हो यो. अहिले पनि राम्रै छ, अहिले पनि रेसा दिइराखेको छ. अब यसले कपासको काम सकेपछि अब यसले धागो निकाल्ने मेसिन चाहिँ यहाँ त्यो डन्डी ल्याएर यसो ठ्याक्कै यसो राखिदिएपछि त्यसमा त्यो रोलरमा बेरिएको हुन्छ, कबासै हुन्छ. अनि यो यहाँबाट फेरि भित्र जान्छ, यहाँबाट भित्र गएर यो पनि अनि भित्रभित्रै आएर यसले चाहिँ बेरेर मोटो धागो बनाइदिन्छ यो. अनि जति यो बन्दै जान्छ, यो भरिँदै जाँदा, यो तल जाँदै जाँदै गरेर यसमा भरि हुन्छ यो. अनि यो ड्रम उठाएर लग्ने हो. यो सबै मेसिनको काम त्यही नै हो, एउटै यसले जे काम गर्यो त्यही हो. भरिएको ड्रम आउने चाहिँ यसमा फेरि अब अनि यो ल्याएर लाइनमा राखेँ, एक दुई तिन चारवटा यता भयो, चारवटा उता भयो. अब यहाँबाट फेरि धागो आउँछ र यहाँ फेरि यो सानो खाले ड्रम, त्यो यति मोटो धागो देखिन्छ त्यहाँ, त्यही धागो अनि यहाँ बन्दै बन्दै यहाँबाट आएर अब पहिले मान्द्रो जस्तो आयो, त्यसपछि मोटो धागो जस्तो आयो, अनि यसमा अलिक मसिनो धागो आयो. अनि यो धागो चाहिँ फेरि यो सानो ड्रमबाट अझ मसिनो धागो, यसको बबिनहरू यहाँनिर छ. अहिले त बबिनहरू पनि पुरै रस्ट भएर हराइसकेको छ. यही यही यो बबिनहरू हो. त्यसबाट चाहिँ त्यो ड्रमबाट आएको धागो अलिक ठुलो बबिनमा, यो बबिनमा बेरिएको हुन्छ र यो बबिनबाट अनि अझ मसिनो धागो यसैले बनाइदिने हो. यो मेसिन चाहिँ कस्तो भने यो जहाँ बसेर चलायो भने पुरै मेसिन चल्छ, जहाँ बसेर बन्द गऱ्यो भने पुरै मेसिन बन्द हुने. एउटै अपरेटरले पुरै भ्याउनुहुन्छ. यो मेसिनले बनाएको पहिलो धागो, यो धागोको रूप आयो नि,
1: अब बलियो हुन बाँकी छ.
0: हजुर,
1: कति वर्ष अगाडिको होला यो?
0: 17-18 वर्षै भइसक्यो नि. 18 वर्ष भयो, 18 वर्ष पुरानो लाग्यो यो. पुरा रेसामै छ, बिग्रिसकेको छ. अब ठ्याक्क त्यो ल्याएर यहाँ राखेपछि यसबाट आएर अनि यो चाहिँ बबिनमा, सानो बबिनमा बनाउने. यो चाहिँ प्योर धागो बन्यो. यति भएपछि स्पेनिङ हो यो.
1: कस्तो माया लाग्दो रहेछ भाइ.
0: यो अब यो हाम्रो धागो भइसक्यो, ठिक्क यहाँबाट यसबाट चाहिँ यो भित्रभित्रैबाट यो धागो बुनेर बाँधेर अब यो चाहिँ यो धागो भइसक्यो. यो ख्याले बबिन समातेको छ जस्तै हो
1: है. अब बुन्ने धागो त यही त हो,
0: यो बुन्ने धागो यही भयो. यो अलि रस्ने भइसक्यो. यहाँ काम गर्ने अपरेटरहरूले यो सँगसँगै बोकेर हिँड्ने निकाल्ने, यसमा राख्दै राख्दै राख्दै

0: नि अनि यो निकाल्ने खन्यौँ नि अनि फेरि यसलाई चलाउने हिँड्ने। यति ठुलो यति भव्य छ यो पुरै यहाँदेखि त्यहाँसम्म एकपल्ट ऊ त्यहाँ सेन्टरमा गएर हामी पल्लो छेउसम्म पुगौँ। यो 35 यो 36 मेसिन यो भए कति धेरै राष्ट्रिय सम्पत्ति यति धेरै लापरवाही गरेर रस्ट भइरहेको। यो जतिवटा 36 72 जति मेसिन छ नि एउटै छ क्या, जस्तो यो एउटा मात्रै भए पनि पुग्ने हुन्छ। यो एउटा मान्छेले मानिनु एउटा परिवारले गुजारा चलाउनु पर्यो, उसलाई धागो निकाल्नु छ, धागो बेचेर चलाउँछ, जस्तो यो एउटा मात्रै स्पेनिङ किन्यो भने पनि उसको गुजारा चल्ने। भक्तपुरमा एउटा घरमा 2-5 त्यो बुनाई मेसिनहरू छ, अनि यो परवानीपुरमा यस्तो स्पेनिङ मिलहरू छ धागो मात्रै उत्पादन गर्ने। त यही धागो मात्रै उत्पादन गर्न यो मेसिन हामीलाई चाहिँदैन भने सरकारले नि यो मेसिन बेचिदियो भने पनि त हुन्छ नि त, गर्नलाई दियो भने यिनीहरूले गरेर त खान्थ्यो नि। बिना काममा रस्ट पाएर जानुभन्दा कि चलाउन कसैलाई दिनु। यो चाहिँ सबै यसलाई चलाउने हेर्नुहोस् त जस्ता तस्तो छ यो गियर, यो के हुन्छ र के भएको छ तपाईँहरू आफै हेर्नुहोस् त के चाहिँ नचल्ने छ त। यो कुनै गाडीको A1 गियर भन्दा कम त कुनै पनि छैन नि त। बाहिर देखेको सामान केही बिग्रिया छ तर भित्री सामानहरू हेऱ्यो भने जस्ताको तस्तो छ।
1: अहिले पनि चल्छ कि भन्ने लागेको छ हजुरलाई?
0: चल्छ नै कि भन्ने नि छैन नि। यो त यो हाम्रै अहिले साथीहरू 10 मेकानिकहरूलाई 1 महिना यहाँ छोडिदिनुहोस्, कतिवटा मेसिन आरामले चलिरहेको हुन्छ। यो सकिएपछि यसको 2 हुन्छ, एउटा धागो भएर जाने पार्ट, एउटा डाइरेक्ट धागो जाने पार्ट। हामी यो ढोकाबाट छिरौँ। यसमा त्यहाँ बन्यो, यो हामीले हेऱ्यौँ। यसमा बेरिएको धागोलाई अब ठुलो बबिनमा लामो धागो बनाउनु पर्यो, गाँस्दै बेर्दै गाँस्दै बेर्दै यसमा रहेछ अलिक ठुलो, यहाँ बेर्दै बेर्दै यो चाहिँ यो फुल भयो। अझ योभन्दा पनि ठुलो हुन्छ, योभन्दा ठुलो हुन्छ यो। मानिलिउँ यो 100 थियो भने यो त 1000 भयो नि। हो, 1000 एउटै धागो भएपछि यो सबै 1, 2, 3, 4, 5 मेसिनको काम भनेको सानो बबिनबाट ठुलो बबिनमा छोटो धागोबाट लामो धागो बनाउने ड्युटी।
1: अझै यति यति धागो त बाँकी रहेछ नि त,
0: छ
1: बन्दा बन्दै छोडेको है।
0: जस्तो थियो त्यही हालतमा छुट्यो, र यो बबिनमा बेरेको धागो चाहिँ फेरि यसमा जान्छ। यो अब यो कपडा बुन्न त लामो तान लगाउनु पर्यो नि, हो त्यो लामो तान लगाउनको निम्ति त्यो जुन ठुलो बबिन छ, ठुलो बबिन यहाँ यसरी राखेर यहाँबाट चाहिँ धागो यो यसमा राखेर प्रत्येक एउटाबाट एउटा धागो तान्दै आउँदा यो धागो चाहिँ हाम्रो यो दाँत जस्तो देख्नु भएको छ नि, यो दाँत जस्तो प्रत्येक एउटाबाट एउटा धागो आउँछ र यो एउटा धागो यहाँ बिचमा चाहिँ केही पनि हुँदैन, त्यो एउटा धागो यसरी यहाँ धागो मात्रै धागै धागो यहाँ एकपल्ट आउनु त यहाँ प्रत्येक एउटा दाँतीमा एउटा धागो बस्छ यहाँ, अनि यहाँ रोलर हुन्छ अनि यो रोलर बेबी। त्यहाँ हाम्रो 100 भएको 1000 भयो, 1000 भएको यहाँ आउँदा 4000 भयो धागो अनुमानित भनौँ न त्यसलाई, त्यति मिटर त धेरै लामो धागो भयो। यसमा धागो एक खाले यो बबिन सिधै त्यो स्पिनिङबाट बुनाई विभागमा जान्छ, एक खाले बबिनहरू यो प्रक्रियाबाट यहाँ आइपुग्यो, यो तानाको लागि त्यो बानाको लागि गयो। जस्तो
1: ताना र बाना भने के हो त?
0: ताना भनेको यस्तो यस्तो सिधा बसेको धागो, बाना भनेको चाहिँ त्यो बुनेर जाने धागो के। ताना बाना बुनेको भन्छ नि, ताना बाना भनेको ताना भनेको तान लगाएको भयो, हाम्रो गाउँघरतिर गुन्द्री बन्ने तान लागेको भन्दै तान लागेको त्यो भयो, पराल हालेको धागो चाहिँ उताबाट सिधै जान्छ त्यो बाना। हेर्नुहोस् त यो कति राम्रो कति मजबुत धागो चाहिँ तपाईँको यहाँ यो सबै यो फेरि यति गरम छ यो कसरी लाने होला के गरिहाल्ने होला भन्ने लाग्छ होला है तपाईँहरूलाई। यता माथि हेर्नुहोस् त यसमा यो मेसिन छ, उता लानु छ भने यो यतापट्टि लग्यो होइन, यता लानु छ भने यसलाई यतापट्टि ल्याउने त्यसै

0: सर लिएर जाने हो,
1: केबल कार जस्तो
0: हो, तानाको लागि तयार भयो यो, यसको प्रोसेस यसमा आउँछ। अब
1: बुनाईको मेसिन हो कि क्या हो? यहाँ
0: बुनाई होइन, बुनाईमा अझै पुगेको छैन। यसलाई साइजिङ भन्छ, ठुलो रोलरमा बेरेको धागो यहाँ आइपुग्छ र जस्तो यहाँ बस्यो, यहाँ बसेपछि त्यो धागो खोलेर अगाडिपट्टि आउँछ र यो धागो सिँगै यो भित्र छिरेर जान्छ। यो भित्र यो ठाउँमा माड पाकिराखेको हुन्छ, यो खाल्टो छैन, खाल्टोमा चाहिँ माड पाकिराखेको हुन्छ,
1: यो
0: माड लगाउने ठाउँ यो, योभन्दा तलको यो चाहिँ यो रोलर सटै तल जान्छ, तल जान्छ र त्यो धागोलाई तल माडमा डुबाएर जस्तो कपडा बुन्दाखेरिमा धागो चाहिँ नसुल के अरे नखियोस् भनेर माड लगाएको हुन्छ। माड भएको कपडा भन्छ नि, माड भनेको यही हो। पहिले यहाँ लगाउने, लगाएर कपडा बुन्ने, बुनेपछि फेरि धुने प्रविधिले धोइदिने हो। यो पनि त्यही हो, यो पनि त्यही हो, एउटै मेसिन हो यो दुइटै।
1: माड लगाउने यो यो एरिया त्यसमा एकदम तातो हुने एरिया,
0: यहाँ तातो त्यति फिल किन हुँदैन भने ह्युमिडिटी मिलाएरै बसेको हुन्छ तापक्रम चाहिँ। जस्तो यो काम गर्ने पार्टमा चाहिँ एकदम चिसो आउनको लागि त्यहाँबाट यहाँबाट पुरै हावा आइरहेको हुन्छ, आफूलाई जता चाहियो जति चाहियो लिन पाइयो। अनि त्योबाट यो सानो रोलरमा बेरियो, अब यो यसमा
1: अब माड लगाएको
0: साइजिङ गरेर तयार तयार भएको धागो चाहिँ अब यसमा बेरियो, यो यो बिममा। अब यो चाहिँ कपडा बुन्नको लागि बुन्ने मेसिनमा लैजाने यो भयो। यो मेसिनले त यो उत्पादन गर्दै फाल्दै गर्दै फाल्दै गरेको यो हो, माड लगाएको धागो। यो त कति धेरै बोलेछ, यो तानेर हेर्नुहोस् त, काटिने नि छ आज त, यति छ त यो यति राम्रो। अनि यो बिमलाई चाहिँ यसमा राख्ने हो, यो मेसिनहरूको यहाँदेखि उहाँसम्मको यो मेसिनको काम चाहिँ तानमा धागो भर्ने मेसिन यो। तानमा जस्तो तान सृजन चल्छ नि, तलमाथि तल कुनै चाहिँ अब तिन तानको हुन्छ, कुनै दुई तानको हुन्छ, कुनै चाहिँ डबल हुन्छ, कुनै चाहिँ तिन तालको हुन्छ, कुनै चार तानको हुन्छ, त्यो सबै बनाउने चाहिँ यो मेसिन हो। त्यसरी बसेर टक्क यसलाई बुन्दै बुन्दै बुन्दै आउने, अनि त्यसपछि त्यो सबै एकै ठाउँ बटुलेर अनि यही भित्र राखेर टक्क त्यसलाई निकालेर लिएर जाने, अनि यो चाहिँ यो मेसिनमा हाल्ने। जस्तो यो चाहिँ यो अहिले कतिको छ, यो दुईवटाको छ यो, अनि यसैले छुट्याउने, यो माथि जान्छ तल आउँछ, माथि जाँदा एकपल्ट यता बबिन जान्छ, तल आउँदा एकपल्ट जान्छ, गर्दै यो चाहिँ यो भर्ने काम चाहिँ यसको झाँप भर्ने भन्छ यसमा। अनि यो यो एउटा हेर्दा चाहिँ सामान्य छ, यो पत्तीमा एउटा पत्तीमा एउटा धागो राख्नुपर्ने हुन्छ, एउटा धागो छिने पनि यो तल झर्ने बित्तिकै मेसिन बन्द हुन्छ। यो धागो तन्किउन्जेल यो तन्केरी बस्छ, हल्का चिज छ, एउटा धागो छिने पनि यो तल गइहाल्यो, मेसिन बन्द भइहाल्छ,
1: नराम्रो खालको कपडा निस्किने भन्ने चाहिँ हुँदै हुँदैन,
0: त्यसले कन्ट्रोल गरिहाल्छ, अनि जहाँनिर हुन्छ त्यहीँ गाँसेर फेरि लिएर जाने। यो बुन्ने ठाउँ, अब यो चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ यही हो। कपडा उद्योगको हेर्दा सबैभन्दा ठुलो इलाका यही हो, कपडा उद्योगको मुख्य ठाउँ पनि यही हो। अरू सहायक उत्पादन गर्दै गर्दै आए, तर कपडै चाहिँ बुन्ने कुरा यहीँबाट बुन्ने हो। अघि जुन स्पेनिङमा थियौँ नि हामी, यही स्पेनिङबाट दुई थरी धागो उत्पादन भयो, एउटा यो उत्पादन भयो, एउटा यो उत्पादन भयो। यो उत्पादन भएको धागो
1: उताबाट
0: घुमेर आयो, यसमा उत्पादन भएको धागो यहीँबाट आयो, यो चाहिँ त्यो ताना त्यताबाट आयो, यो बाना धागो चाहिँ यताबाट आयो। यो धागो चाहिँ के भयो,
1: यहाँ आयो,
0: यो यसमा चाहिँ यसरी राखेर यो भयो, अनि यो यहाँ बस्यो होइन, जस्तो तान चल्छ मेसिन, यो यता जान्छ, यता चल्छ यता जान्छ गरेर, अनि
1: यो आवाज त खटाक खटाक कस्तो आउँथ्यो, आवाज आउँथ्यो होला
0: यहाँ चाहिँ त, कान चाहिँ धेरैले थुन्नै पर्ने, कसैले केही पनि सुन्दैन, यो त झड्याम झड्याम झड्याम झड्याम झड्याम हान्ने हो नि त, यो त कसरी हान्ने हो नि त,
1: खुट्टा पनि चलाउनु पर्छ, यो पर्दैन
0: पर्दैन, यो यो अटोमेटिक हो, सबै अटोमेटिक, हेर्ने मात्रै हो। जस्तो एकजना अपरेटरले एकै ठाउँबाट चारवटा मेसिन हेर्न सक्ने हुन्छ कि, यहाँ राम्रो सिपालुले त 24 वटासम्म पनि आफै नै अपरेटन गर्छ, 24 वटा मेसिन अपरेटन। चाइनिजहरूले लास्टमा ट्रेनिङ दिएर जाँदा उनीहरूले त्यो जसले 24 वटा चाहिँ एक घन्टासम्म बन्द हुन नदिकन चलाउँछ, त्यो उत्कृष्ट कामदार भन्नुभयो।

0: तपाईँले कति वर्ष बिताएको ठाउँ यो?
1: यो बाहिर बनाउने बेलामा 3 वर्ष, 23 वर्षमा 3 वर्ष घट्यो भने 20 वर्ष यो ठाउँमा यही काम गरेर 20 वर्ष बिताएको मैले यही ठाउँमा।
0: तपाईँको त यहाँ आएपछि अनुहारै कस्तो अर्कै भयो नि, उज्यालो भयो।
1: यो त उर्वर जिन्दगी हो नि, मलाई बनाएकै यही हो, यसैले हो।

0: यो बिग्रेको केही पनि छैन अहिले पनि, जस्तो यो कतिपय यो चिनबाट आउँथ्यो हामीले यहीँ डिजाइन गरेर पछि बनायौँ यो पनि।
1: अनि तपाईँले चाहिँ सबै काम कसरी सिक्नु भएको?
0: चाइनिजहरूले
1: त्योभन्दा पहिला तपाईँ के गर्नुहुन्थ्यो?
0: होइन, म त त्यो बेला पढ्दा पढ्दै यहाँ काममा लागेपछि त 22 वर्ष यहीँ गइहालेँ, अरू 20 मा त गर्ने कुरै
1: के पढ्दै हुनुहुन्थ्यो?
0: मैले एसएलसीमा पढेँ, काम सुरु भइहाल्यो, काम सुरु भएपछि थप केही पनि गरेँ,
1: कामै पढ्नु भयो,
0: कामै अहिलेसम्म पनि त्यही कामै पढ्दै।
1: त्यो बेलाको माहौल कस्तो थियो, बनाउने बेलादेखि सुरु हुँदाखेरिको माहौल चाहिँ कस्तो थियो?
0: बनाउने बेलामा जस्तो काम गर्ने छोरी मान्छेहरू चाहिँ पाइँदैन थियो त्यो बेला, छोरी मान्छेहरूले कहाँ उद्योगमा काम गर्ने हो र भन्ने हुन्थ्यो त्यति बेर। वरिपरि भएको जो मान्छे पनि छोरी मान्छे आउनुभयो भने गर्न खोज्नेले काम पाउनुहुन्थ्यो, निवेदन दिने आउने श्रमिक आपूर्ति केन्द्र थियो। हामी त यहाँ खन्दै बनाउँदै गरेको मान्छे, हामी अटोमेटिक निवेदन पनि दिनु परेन, हामी त निर्माण बेलामा छिरेको श्रमिकले गर्दा गर्दै के हो भने काम गरियो, मेसिन फिट गर्न सुरु गरेपछि त बाहिर घाममा काम गर्नुभन्दा त मेसिन फिट गर्न कति रमाइलो भयो, सिक्न पनि मन लाग्यो, सिक्दा सिक्दै गर्दा बनिसक्यो मेसिन, अनि कपडा बुनेपछि झन् रमाइलो भयो। त्यो मे दिवस आयो, कुनै चाडपर्व आयो होइन, त्यो त भिन्नै रौनक लिएर आउँथ्यो नि। विश्वकर्मा पूजा आयो, पुरै अर्को खाले पूजाको रौनक आउँथ्यो। दसैँ आयो, कपडा वितरणदेखि लिएर अब पेस्की आउनेदेखि अर्को रौनक आउँथ्यो। साप्ताहिक छुट्टी आयो, अर्को रौनक आउँथ्यो। भित्र साथीभाइ बसेर भोजहरू गर्यो, त्यो अर्को रौनक आउँथ्यो। त्यो धेरै किसिमको
1: कस्तो हुन्थ्यो विश्वकर्मा पूजा?
0: एकदमै भव्य, हामी सबैजना भएर मनाउँथ्यौँ, सबै शाखाको 2-4-5-7 खसीहरू काट्नेदेखि लिएर तपाईँको त्यो त्यति भव्य सबै एकै ठाउँमा मनाउने हो। टाइम मिलाएर हामी वनभोज जान्थ्यौँ, फेरि सिङ्गै फ्याक्ट्रीको बसहरू लिएर, त्यो पनि झन् रमाइलो कुरा थियो। एउटा मात्र यस्तो विषय छैन, त्यो त 20 वर्षको अभ्यास हो। प्रत्येक पाठ पूजाले, प्रत्येक ठाउँले, प्रत्येक यहाँको चाहिँ गतिविधिले अब अहिले पनि चिनिहाल्छ नि, अहिले पनि थाहा हुन्छ। अनि पछिल्लो बेलामा मैले चाहिँ बाहिर नै अलिकति फेब्रिकेटिङको काम सुरु गरेपछि यहाँ 4-5 हजार तलब आउँथ्यो, बाहिर काम गर्दा 10-15 हजार त्यत्तिकै कमाइ हुने, महिनामा ठिकै छ भने मैले चाहिँ 20 वर्ष थाहै भएको 20 वर्ष पुगेपछि मैले आफैले राजीनामा दिएर गएको थिएँ। त्यो पछाडि बिस्तारो उद्योग उँभो लागेन, खस्किँदै थियो कि बन्दकै स्थितिमा पुग्यो। करिब मैले छोडेको पनि 8 वर्ष जति यो फ्याक्ट्री चल्यो। हामी एउटा त्यो कुनामा उभिन्छौँ या कतै बसिराखेका हुन्छौँ होइन, हामी कहीँ बसेर हेरिराखेका हुन्छ यो अहिले यस्तो छ। यदि उहाँले यसो गरिदिनु भयो भने ऊ त्यो धागो खाली भयो है भन्ने कुरा भयो होइन, धागो सक्यो भन्ने, धागो मागेको यो अपरेटरले भन्न जानु परेन, बोल्नु परेन, यो एउटा उठाइदियो भने उहाँ यो चाहिँ यो मेसिन बिग्रियो भन्ने भयो, जहाँ भए पनि उसले देखिसक्यो यो मेसिन बिग्रिया छ भन्ने कुरा। अनि त्यसपछि यो एउटा उठाइदिएपछि ल यो कपडा भरियो है भन्ने, कपडा काट्ने मान्छे यहाँ आइपुगिसक्छ, यो उठाउनेपछि कपडा काट्ने आउँछ, यो उठाइदिनु बनाउने आउँछ, यो उठाइदियो धागो भर्ने, त्यो बिम्स जुन खाली हुन्छ त्यो, अहिले चाहिँ यो सबै उठाउने, यो सबै उठायो भने यो मेसिन खाली छ है भन्ने भयो। यो
1: अहिले चाहिँ सबैमा सबै उठाउने बेला भएको छ,
0: सबै उठाउने,
1: खाली छ।
0: जस्तो यो यसको आवाज तपाईँको एउटाको आवाज सुन्नु भने यसले यति हेर्नु, यो ठ्याक्क एउटा मेसिनले डबल हान्छ, यो सबै मेसिनले त हानेको हानै गर्दा कति आवाज आउला।
1: यहाँ कति मेसिन छ?
0: 486 वटा मेसिन,
1: 486 वटा मेसिनको लगातार यही
0: 486 वटा मेसिनको यो सिङ्गल आवाज हो। अब यसको डबल आवाजलाई सम्झिनुहोस् अनि 486 वटा आवाज, त्यति आवाज त एकैचोटि
1: अनि कपडा कहाँ निस्किन्छ त?
0: यो जुन रोलरले कपडालाई बिस्तारो तानेर ल्याइदिन्छ, अनि कपडा चाहिँ यहाँ यसमा उतापट्टि बिचको हामी हेर्न जाउँ, त्यहाँ बिचमा चाहिँ
1: म चाहिँ अलिक बिस्तारै हिँडिरहेको छु है।
0: तपाईँहरू त बिस्तारै हिँड्नुपर्छ किनभने मेरो त यो लाइन जाँदा पनि हिँडिराखेको ठाउँ अँधेरो भए पनि यहाँ बनाउन गर्न गाह्रो हुन्न।
1: ए हो,
0: त्यो चाहिँ हाम्रो जस्तो ठुलो यहाँ चाहिँ फाइनहरू छ, यसको चाहिँ ह्युमिडिटी सबै कुराहरू मिलाएर त्यहाँ त अब छ सात सय मान्छे एकै ठाउँमा हुने, तिनीहरूको श्वास प्रश्वास हुनेदेखि लिएर तपाईँको यो कपडाहरूको लागि पनि धागोको लागि पनि त्यो नफुलोस् भनेर त्यो टाइट पनि हुनु भएन, फुल्नु पनि भएन, त्यो यति तापक्रम चाहिँ मिलेर बस्नुपर्ने हुन्छ। त्यो तापक्रम मिलाउनुको निम्ति चाहिँ सबै कुराहरू व्यवस्थापन गरेको हुन्छ। यसमा चाहिँ केटा मान्छेहरूले काम गर्ने र मर्मत गर्ने, यसमा चाहिँ छोरी मान्छेहरूले आफ्नो ड्रेस चेन्ज गर्ने ठाउँ यो।
1: ए
0: अहिले त पिपलको बोर्ड पनि आइसकेछ भित्र, आए ठिक एप्रोनहरू हुन्छ नि यहाँभित्र काम गर्दा लगाउने, एप्रोन क्याप सबै लाएर काम गर्नु
1: लाग्छ।
0: मेरो विचार चाहिँ कस्तो भने समाधान खोज्ने मुख्य कुरा हो, एकछिन एउटा सेन्टिमेन्टमा आउने छुट्टै विषय हो होइन, तर सबभन्दा मुख्य कुरा चाहिँ हामीलाई लाग्छ जसरी भने पनि घाटा लागे पनि चलिदियोस् भन्ने। किन हुन्छ भने 1200-1300 मान्छेले काम गर्ने ठाउँमा ती 1200-1300 घर त तपाईँको उज्यालो हुन्थ्यो नि त। यो मात्रै छैन, तपाईँले नेपाल वनस्पति घिउ उद्योग भन्ने मजाले चलेको उद्योग त्यो बेला देशव्यापी प्रचार भएको, अहिले त्यसको खण्डहर छ। यहाँ छाला उद्योग नजिकै छ, छाला उद्योगको राम्रो प्रपर्टी छ, छाला उद्योग बन्द छ अहिले हेर्नुहोस् है। त बाँके बर्दिया दुवै जिल्लालाई कपास उत्पादन गर्न लगाएर यो उद्योग चलायो भने के बिग्रिन्छ, अरबौँ रुपियाँ सिद्ध्याउनु हुने अरू कुरामा टावर बनाउनु, त्यो एउटा टावर बनाउने यहाँ लगाइदियो भने के हुन्छ। यो एकदमै विडम्बना भयो कि कसले भन्ने कि यो कसले बुझ्ने। यो यति जम्मै जम्मा मानिलिउँ केपिजीले त्यहाँ लगेर त्यो टावर बनाउने पैसा कपडा उद्योगै चलाउनु भएको भए होला, यो घाटैमा जाला, तर हजार मान्छेका पापानजनाको हिसाबले कतिजना मान्छे बाँच्थे होला त। 5000 मान्छेको 5000 हजार परिवारलाई बचाउने काम त यसले गर्ने रहेछ नि। अनि कसैले गाउँमा घरेलु रक्सी पारेरै बेचेर आफ्नो बच्चा पढाउँथिन् भने त्यहाँ गएर एक कप रक्सी जसले खाइदिन्छ नि, यहाँ काम गरेर गएको पैसाले उसले रक्सी खाइदिँदा त्यो पैसा चाहिँ त्यहाँ गयो क्या, त्यो त गाउँमा समेत पैसा पुग्यो नि। त्यहाँ उहाँ मात्रै होइन क्या, हर नेताहरूले गर्ने कामहरूमा हर सोचाइ चाहिँ त्यो वर्गसम्मलाई पुगेको छैन।
1: यहाँ नेताहरू घुम्न आउनुहुन्छ भन्नुहुन्छ,
0: हामी गर्छौँ चलाउँछौँ, यो त ठिक रहेछ राम्रो रहेछ, हेरेर गएपछि त केही सोच आउला भन्ने कुरा
1: आयो कि आएन,
0: आएन आउँदै आएन, कसैको पनि आएन, एउटाको भएर कसैले चिन्ताले आर्टिकल लेखेको भए पनि त हुन्थ्यो नि, तर त्यति पनि हामी गर्नु उहाँहरूलाई त एकपल्ट कुर्सीमा पुग्यो, अब पुग्ने कसरी भन्ने उहाँहरूलाई हुँदो रहेछ। बाँकी तल रहेको मान्छेहरूलाई के हुँदो रहेछ भने ए ऊ चाहिँ गइराख्दो रहेछ, अब म चाहिँ किन नजाने, हेरेको त्यतै छ तल जमिनमा हेर्ने कुरा चाहिँ देखिएन,
1: कसैले पनि सोचेन।
0: बाबुराम भट्टाईजीले त्यो विषयमा उहाँलाई भेटे, सबै कुरा सुनाइसकेपछि उहाँले त्यही बेला निदो गरेर 7 करोड रुपियाँ त्यही बेला छुट्याइदिनु, उहाँहरू नेतृत्वमा हुनुहुन्थ्यो। अनि 3 करोड आउँदा नआउँदै सरकार पनि गयो, मान्छे पनि गयो, योजना पनि गयो, त्यसपछि फेरि अर्को कसको चाकरी गर्न जाने, किनभने राष्ट्रिय भिजन त छैन यसलाई चलाउने भन्ने। अनि त्यो नभएपछि व्यक्तिलाई फगायो फगायो, ऊ गइसकेपछि अनि फेरि अर्कोलाई त मतलबै भएन, अझ अर्कोले 7 करोड छुट्याइदिएको ठाउँ त जुठो भए जस्तो हुने अर्कोको लागि, त्यो ठाउँमा किन गर्ने, म नयाँ गर्ने, बरु बाटोमा हाल्ने।
1: यो उद्योग चाहिँ कसरी बन्द भएको?
0: युद्ध सुरु भयो, युद्ध सुरु भइसकेपछि चाहिँ देशव्यापी रूपमा एउटा नयाँ ढङ्गले अराजकता

0: शासनहीनता पनि अगाडि आयो, देश सम्हालिन सकेन। त्यो बढ्दै बढ्दै जाँदा यो उद्योग सम्हाल्ने मान्छे नै भएन क्या, त्यो बेला चाहिँ म्यानेजमेन्ट हुँदै भएन। जसलाई म्यानेजमेन्टको जिम्मेवारी दियो उहाँहरूले नै खुट्टा टेकेर गरिदिनु भएन। अप्ठ्यारो बेलामा चाहिँ राज्यले पनि ठेक्नु पर्थ्यो, राज्यले ठेक्न सकेन। राज्य पनि युद्धतिर नै थियो त्यो बेला। यो त सुती उद्योग हो, जब कपास आउँदैन देशभित्रबाट, इन्डिया र चाइनिजको कपडालाई हामीले रोक्न सक्दैनौँ। हाम्रो कपडाको कसरी चाहिँ भाउ कम हुन्छ भनेर हामी त्यो कम भाउ बनाउन सक्दैनौँ। त्यस्तो अवस्थामा त उद्योगबाट उत्पादित चिज बिक्रीमा नजाने भयो, बिक्री नभएपछि तलब खुवाउन नपाइने भयो, तलब समेत दिन नसक्ने भएपछि काम लगाउन नसक्ने स्थिति आयो। हेर्दै लाँदा अनि लास्टमा उद्योग बन्द भयो। त्यो कसैलाई दोष लाउने कुरो भन्दा पनि परिस्थितिले यस्तो ठाउँ खडा गर्यो कि राजनीतिक आन्दोलनहरूले चाहिँ आन्दोलन पछाडि उर्वर भएर चाहिँ भएका चिजहरू विकास भएर जानु पर्थ्यो नि। हामी चाहिँ के आश गर्थ्यौँ भने 62-63 को सम्झौतापछि अब सर्लकै हाम्रो सबै उद्योगहरू चल्छ र सबैले रोजगार पाउँछ भने
1: मन मर्यो तपाईँहरूलाई यो
0: होइन। हामी त कस्तो हुन्छ नि, हामी त जहिले पनि आशावादी हुन्छ नि मान्छे। यहाँ काम गर्ने हर मान्छेलाई मैले भेट्दा उहाँहरू के भन्नुहुन्छ, उद्योग चल्दियो भने हामी त बुढो भयौँ, हामी त सक्दैनौँ होइन, तर त्यो उद्योग चलेको हेरेर मर्न पाए हुन्थ्यो भन्ने सोच्नुहुन्छ क्या। यो मात्रै हो र यस्तो हजारौँ यस्तो उद्योगहरू छ राज्यले अन्तर्राष्ट्रिय क्षेत्रबाट पाएको सहयोगलाई सदुपयोग नगरेर व्यवस्था गर्थ्यो, सित्तै पाएको चिज जस्तो। यो सित्तै पाएको भने एउटा परिवारलाई 4 मेसिनको हिसाबले उहाँहरूले कुनै शर्तमा दिए पनि त भयो नि यो मेसिन, अनि यहाँ गोदामै बनाइदिए। गोदाम नपाएर बहुराष्ट्रिय कम्पनीहरू नयाँ नयाँ लगानी गरिरहेछन्, उनीहरू त महिनामा 2-4 लाख खर्च गरेर उनीहरू त गोदाम पनि चलाउँछन्, त राज्यकै आमदामी हुन्थ्यो नि त। अब यो प्रविधिको त चिनमा पनि हराइसक्यो। अब अहिले त एयरजेट लगायतको अत्याधुनिक बुनाई मेसिनहरू आइसक्यो होइन, तर त्यो मेसिन नै हामीले गर्नु छ भने पनि कहीँ देशको एउटा टावर एउटा धराएर बनाउने पैसा हालिदियो भने त हाम्रो त यहाँ मेसिन त फेरि एयरजेट मेसिन भरिन्छ नि त। अब हेर्नुहोस् 2 वर्षपछि यो सबै 486 यो मेसिन छ, 486 बम्बईको एयरजेट मेसिन जस्तो यहाँ राखिदिने पनि हुन्छ कि देश कहाँ पुग्छ त, कसले गर्ने त नि त, कसरी सोच्ने त,
1: कसैले गर्लान् जस्तो लागेको छ
0: खोइ। अहिलेसम्म त देख्दिनँ मैले त, त्यो गहिराईमै नजाने नेताहरूमा पनि त्यो गहिराईमा नजाने, कमसेकम एउटा कुनै नेताले त त्यो गहिराईमा सोचिदिनु गरिदिनु एउटा नमुना गरिदियो भयो नि। हरिसिद्धि इन्टर टायरलाई चलाएको भए पनि हुन्थ्यो, न बुटवल धागो कारखाना, तपाईँ गैँडाकोटमा भ्रिकुटी कागत कारखाना हेर्नुभयो भने तपाईँको बिजोग आखिर त्यो ठाउँमा केही भएन, भैँसी मात्रै पालिदिए भए नि त हुन्थ्यो नि, चितवनको ठाउँ हो, घाँस पाइन्थ्यो नि, के गरे के, कहाँ छ सरकार, कहाँ छ मान्छे, कहाँ छन् नेता। यो कथा व्यथाकै शिकार हो यो। यो मात्रै होइन तपाईँहरूको यो हेटौँडा औद्योगिक क्षेत्र भएको, अहिले 8 उद्योगहरू अरू पनि यस्तै छन्।

0: कस्तो राम्रो राम्रो मेसिनहरू पठाइदिएको है उबेरमा पनि
1: एकदम. यो कस्तो भने धेरै प्रविधि नभएको अनि हाम्रो जस्तो मुलुकको लागि, हाम्रो त विकासशील मुलुकमा रोजगारी पनि चाहिने, उत्पादन पनि चाहिने, दुइटै कुरो मिलाएरै पठाए उनीहरूले. अत्याधुनिक मेसिनमा चाहिँ त्यो मेन पावर कम लाग्छ, यसमा मेन पावर लाग्छ. मेन पावर लागे पनि स्थानीय मेन पावर लाग्छ अनि स्थानीय कच्चा पदार्थ खपत हुन्छ. त्यो भनेको चाहिँ के भने, चाइनिजहरूले अत्यन्तै ठुलो सोचले दिएको उद्योग हो यो. हामीले त्यही जतनले चलाउनु पर्थ्यो तर सकिएन. अहिले पनि थुप्रै उद्योगहरूमा त्यही चिज पब्लिकले चलाउँदा चल्ने, सरकारले चलाउँदा नचल्ने त होइन नि. सूर्यटुवाको चल्ने, जनकपुर चुरोका नचल्ने त होइन नि. यो काठको रोलर हो, यो रोलरमा कपडा चाहिँ बेरिने हो. यसमा बेरिएको कपडा चाहिँ यहाँ आएर बस्छ यसमा, अनि यहाँ चाहिँ मिटर नाप्ने, यो कति मिटर भयो भनेर मिटर गर्दै लेख्ने. यसबाट यो मिटर गर्ने र अनि यो चाहिँ पट्याउने. फेरि प्रति एक मिटरमा यहाँ फोल्डिङ हुन्छ अनि पट्टिएको कपडा ठ्याक्कै

0: हेर अनि प्याकिङ गर्ने पठाइदिने
1: यहाँ चाहिँ सादा सेतो कपडा मात्रै हो
0: सिधै कोरा कपडा बजार पनि गयो यहाँबाट अब रङ लाउने चाहिँ अरू तल छ अरू शाखाहरू छ कपडा चाहिँ एक टुक्रा पनि बाँकी राख्नु भएन छ अब चोर्ने मान्छेले नि दया नै गर्नुभएछ जस्तो लाग्यो यो त चोरी नै हो यसरी त हटाएको छैन नि त कपडा ल एक टुक्रा कपडा चाहिँ देखियो यही नि हो ल यो तयारी कपडा यो यति वर्ष खिँदा पनि यस्तो
1: तपाईँलाई यहाँको सबैभन्दा मिठो सम्झना भन्नु न
0: नमिठो नै केही छैन सबै कुरो जे सम्झे पनि यसको चाहिँ अविस्मरणीय नै हुन्छ क्या मेरो सम जिन्दगीको सुरु नै यहीँ गरेको हो म र मेरो परिवार दुवैजना यहीँ काम गर्थ्यौँ उनी त स्पेनिङको अपरेटर थिइन् म यहाँको मेकानिक थिएँ बच्चाहरू यहीँ हेटेक्स इङ्ग्लिस स्कुलमा पढ्थे पढाइ पनि राम्रो थियो छ त्यही बच्चाहरू आज डिग्री पास गरेका छन् यो जिन्दगीको सुरुवात र अन्त्य नै यसैको प्रारूप भए हुनाले यहाँ अविस्मरणीय नै छ सब कुराहरू
1: के हो यो
0: यो एउटा असाध्यै महत्त्वपूर्ण ठाउँ हो यो यहाँ यो तल्ने बेलामा कोही पनि मान्छेहरू यहाँ आउनै सक्दैन यहाँ यो फाइन हो यसको आवाज यति ठुलो आउँछ कि तपाईँको अब हेलिकप्टरभन्दा अलिकति बढी आवाज यो भरि पानी हुन्छ यहाँ यो सबैमा यो ट्याङ्की हो यो उतासम्म छ यो तल पानी छ अनि यहाँ चाहिँ पानीको फोहरा यसले हावा दिन्छ अनि त्यो पानीलाई चाहिँ एकदम पुरै चिसो बनाइदिन्छ हो त्यो चिसो बनाएको पानी हावा चाहिँ यसको तलबाट जान्छ फेरि
1: अनि यो तापक्रम मिलाउनलाई
0: हो त्यो अघि मैले ह्युमिडिटी भने नि यही एयर कन्डिसन यही फ्यान चलेर
1: एयर कन्डिसनर यो भनौँ
0: यही फ्यानबाट उत्पादन हुने यसले हावालाई सक गरेर पानीको फोहराबाट अनि उतापट्टि लैजाने हो तातो चाहिँदा चाहिँ बोइलरबाट ग्यास ल्याउने हो होइन बोइलरको तातो हावाभित्र छोड्ने हो अनि जब चिसो चाहियो अनि घिउ चलाइदिने यो माथिबाट यो पुगालहरू ठाउँ ठाउँमा छ नि यसको चाहिँ यसैबाट आउँथ्यो र यस्तैबाट यो सबैतिर जाने हो

0: 2051
1: बाह्र दसमा हेटौँडा कपडा उद्योग अधिक मिटर भयो भनेर उहाँले चाहिँ यसरी लेखेर दिनुहुन्थ्यो। फेरि यहाँ भित्र भएको सामानहरू सबै त्यतिकै फाल्या छ, काम पाइने जति सबै धेरै जस्तो सामानहरू चोरेको हराएको पनि देखिन्छ यहाँ।

Salmon and fish. यो सामान्य स्याहार सुसारले पनि यो उद्योग राम्रै हुन्थ्यो, सबै भद्रकोले भाषा कमसेकम सफाइमा दुई चारजना मान्छे राखिदिने हो भने पनि उद्योग चाहिँ एउटा स्तरमा बस्थ्यो। यो सबै चिज अहिले देशको कुनै न कुनै ठाउँमा उपयोग भइरहेकै छ, यो खेर फाल्नुपर्ने कुनै चिजै छैन। यो त्यसरी यो त अहिले कौडीको मूल्यमा पाउने जस्तो गरेर फालिरहे यत्तिकै, कसले हेर्ने? यो कोही त हुनुपर्ने गार्जेन, कोही पनि छैन। आज होला, भोलि होला, पर्सि होला, त त्यो मान्छे कुर्ने मान्छे कुर्या कुरे। यो उद्योगले पनि त्यसै गरी कुरिरहेछ कुहाउला भनेर। जेन्जीहरूले त्यत्तिकै विद्रोह गरेको होइन, केही ध्वस्त भएको छ, केही भएको छ। म त एक इन्च पनि उहाँहरूलाई दोष लगाउने ठाउँ देख्दिनँ कि। यति सामन्ती मनोविज्ञान जकडिएको छ कि त्यो जकडिएको ठाउँ न त्यही हो कि भन्ने उहाँहरूलाई शङ्कै थियो कि। त्यसलाई तोड्न पायो भने न फर्किन्छ कि भन्ने। तर अहिले फेरि पनि उहाँहरू दङ्ग पर्नु भएको छ। अझै तपाईँको त्यो सामन्ती सोच

सधैँ फर्किएको छैन कसैको पनि, त्यही सोचमा फेरि त्यही बाटोमा अलि दिन त सोच्नुभयो, तर अलि दिनपछि अहिले हेऱ्यो भने अधिकांश मान्छेहरूको मनोवृत्ति फेरि त्यही राणाकालीन सामन्ती सोचमै छ। यो उद्योग यस्तो हुनुको अर्थ हाम्रो देश यस्तै छ भन्ने हो नि त, यो त नमुना हो नि। यो उद्योग जस्तो छ हाम्रो देशको अनुहार यस्तै छ, कोही आउनुपर्छ कसैले फेर्नुपर्छ, एकातिर त्यस्तो छ अर्कोतिर अघि मैले भने जस्तो गरिबीको खाल्टो छ, यही चिजले विद्रोह जन्माउने हो नि त, गर्नै पर्छ। अब आउने सरकारले गरेन भने अहिले जति ध्वस्त भएको छ नि योभन्दा धेरै ठुलो ध्वस्त हुन्छ। यो चाहिँ हाम्रो बोइलरबाट स्टिम आउने ठाउँ हो, यो असाध्यै महत्त्वको ठाउँ। मैले ह्युमिडिटी तापक्रम मिलाउने भने नि यहीँबाट खोलेर चाहिँ यो तापक्रमहरू कुन ठाउँमा कति पठाउने कति गयो भन्ने कुरा हुन्छ र यो चाहिँ यो मेन फाइनल ठाउँ, यो इलेक्ट्रिकको मेन स्टेसन, यहीँबाट पुरै उद्योगभरि यो विद्युतको चाहिँ सप्लाई हुने सब स्टेसन जस्तो। यो चाहिँ यसमा हजारौँ यस्तो सानो सानो चाहिँ उपकरणहरू छन् जुन मार्फत कुनै एउटा शाखाको मात्रै काट्नु पऱ्यो भने यहीँबाट काट्नु पऱ्यो, दिने पनि यहीँबाट हो सबै कुराहरू यहाँ। यो त एक किसिमले भर्खरै युद्ध सकिएको मैदान लड्ने पढिरहेछ, झुन्डिने झुन्डिरहेछ, गल्ने गलिरहेछ, अबको केही समय यत्तिकै छोड्ने भने त पुरै उद्योगको हालत यही हुने स्थिति छ। काम गर्दा गर्दै सफा गर्दै बनाउँदा बनाउँदै यत्तिकै छोडेर मजदुरहरूको विदाई भएको छ।

0: रङ्गाई तथा छपाई विभाग
1: 18-18 को सिटिङ भयो, सर्टिङ भयो, ड्रिल भयो. सिटिङ सर्टिङ ड्रिल भनेको पोइन्टको लागि हुने कपडा, सर्टिङ भनेको त्यही भएर सिटिङ सर्टिङ ड्रिल भनेको. 18 काउन्ट भनेको त्यसको चाहिँ त्यो धागोको के अरे मोटाइ,
0: कुन धागोले
1: कुन काउन्टको धागो, कुन नम्बरको धागोको बनाए. यहाँ बसिसकेपछि यो कपडा चाहिँ सर्र यो माथि गएर अनि कपडा तल आएर अनि यो भित्र चाहिँ अब यहाँबाट त्यो सिसा जस्तो हुन्छ, यहाँ सिसामाथि चाहिँ आगोको ज्वाला नै राखेको हुन्छ. त्यहाँ त्यो जुन कपडा बुन्दाखेरि पनि निस्केको भुवाहरू हुँदैन, तल माथिको माथिबाट पनि तल पनि आगोले सुर हान्ने
0: क्या,
1: झुराझुरी छ नि त्यो सुर जल्छ. यो जलिसकेपछि अनि अनि यहाँ आउने बित्तिकै यहाँ पानीमा अब चोबलिहाल्यो यो. अब यहाँबाट धुन सुरु भएको कपडा हजारौँ मिटर कपडा यसमा थुप्रिन्छ, यसैमा यसैमा, अनि यहाँबाट फेरि यो कन्टिन्यू नै जान्छ. यो त्यो जलाउने झुरामुरा घटाउने र अनि मार पखाल्ने काम यसबाट सक्यो. अनि यो कपडालाई चाहिँ के गर्ने भन्ने यसको तिनवटा बाटोहरू छ. एउटा चाहिँ यति धोइसकेपछि धोएको कुरा कपडा पठाइदिने, मार हटाएको अघि मार भगै पठाइदिएको थियो, यसबाट त्यो धोएको कुरा कपडा पठाइदिए भयो. त्यसलाई क्लोरिन हालेर एकदम सेतो बनाउने हो भने यहाँदेखि पलसेरसम्म पुगेर अनि त्यहाँबाट घुमेर यहाँ आइपुग्दा चाहिँ टक टकाउँदो नैनेसु जस्तो कपडा यहाँ निस्क्यो. अब कसैलाई सेतो मात्रै कपडा चाहियो भने अब यहीँबाट पास भयो, पहिलो भुइँबाट पास भयो, दोस्रो यहाँबाट पास भयो, तेस्रो यहाँबाट पास भयो,
0: तिन थरी निस्क्यो कपडा
1: तिन थरी. अनि यहाँ चाहिँ अब टेक्क पारेको कपडालाई चाहिँ अब यता ल्याउने हो. यसमा त्यस्तो कपडालाई ल्याएर यति मेसिनहरूमा चाहिँ एक एक रङ जे गरे पनि गर्ने, हरियो निलो रातो साडी जे प्रिन्ट गर्ने हो एक रङ प्रिन्ट यहाँ गरिदिने हो. यसमा चाहिँ सिङ्गल रङ लगाउने, रङ बनाएर ट्रेमा हालिदिइसकेपछि यो रोलरमा बेरिन्छ कपडा, यो रोलरबाट बेरिएर त्यसमा बेरिन्छ, त्यसबाट फेरि यो क्या उल्टो सुल्टो.

0: सुल्टो सुल्टो दुई दिन राउन्ड गरेपछि सबैतिर रङ लाग्छ अनि सुकाउन लैजाने। यहाँ रङ भएको रोलर हुन्छ नि त्यसलाई सुकाउने ठाउँ मेसिन चाहिँ यो, फेरि यसले यो पाइपबाट स्ट्रिम गएको हुन्छ यो भित्र, अनि यो रोलर अलग तातेको हुन्छ, यो तातेको रोलरमा कपडा लाग्दा अनि त्यही सुक्दै जाने हो। यो चाहिँ चाइनामा पनि थोरै भएको मेसिन मात्र, यो यति महँगो यति महत्त्वको मेसिन हो यो। अब यो यहाँ अहिले कौडीको मूल्यमा यहाँ फालिएको जस्तो छ। यसलाई चाहिने कति कलर बनाउने हो सबै रङको यहीँबाट जस्तो 1, 2, 3, 4, 5, 6, 7, 8 अनि 16 कलरसम्म एकैचोटि प्रिन्ट गर्न सक्छ यो मेसिनले। कपडामा बुट्टा हान्ने, सादा भएपछि रङ्गिन भयो। हामीले साडी बनाउँदाखेरि साडीलाई एकपल्ट यहाँ घुमाउनु पर्ने हो, के को निम्ति भन्दा त्यो पारीको लागि। त्यो चाइनिजहरूले भन्थ्यो चाइनामा पनि यो थोरै मेसिन छ, यो त्यस्तो राम्रो मेसिन हो। एक ताकत 8-10 जना भन्दा बढी आर्टिस्टहरू निरन्तर खट्नुपर्ने
1: बुट्टा बनाउनु,
0: उनीहरूलाई कस्तो कस्तो डिजाइन निकाल्न सक्छन् आफैले हेर्ने, बुट्टा निकाल्ने, बुट्टा निकालेर कम्प्युटरमा हाल्ने, रोलरमा प्रिन्ट गर्ने।
1: के रहेछ यहाँ
0: आर्टिस्टहरूले निकालेको यो डिजाइन हो कि, यहाँ यिनीहरूले डिजाइन यो जुन निकालेका छन् नि, यो कतिपल्ट छाप्नु पर्यो भनेर यो कुरा गरे कि, यो कतिपल्ट छाप्नु र कसरी यो मध्ये कुन कलर गर्ने भनेर। अब यो 192 नम्बरको कुनै एकजना आर्टिस्टले निकाल्नुभयो यो, होइन, उहाँले यो बेस सबै कुरा दिनुभयो अनि यो कुन ढाँचामा निकाल्ने भने यो पनि अप्सन दिनुभयो। एक एक कलाकारहरूले पहिले यो डिजाइन बनाएर कम्प्युटरमा हालेर कम्प्युटरबाट अनि रोलरमा कुदेर

0: कहाँ कहाँ जान्थ्यो सर यो कपडाहरू?
1: माग पुरा गर्न सक्दैन थियो उद्योग चलनजेलसम्म. कति बोल्ने छ अहिले पनि आवाज आउँछ. प्योर सुती हो, नेपालगञ्जको कपासको कपडा हो. यो मेसिनको काम चाहिँ कपडाको अरजलाई तन्काइदिने कि. त्यता खुम्चेको ओरेको केही भाग कपडा हुन्छ नि, आफ्नो गजबाट दायाँ बायाँ गएको, त्यसलाई चाहिँ आफ्नो जे साइज हो साइजमा ल्याइदिने. यसले यसले साइजमा ल्याइसकेपछि यहाँ चाहिँ अब लास्टमा यो कपडाहरूलाई चाहिँ गुणस्तरको छ कि छैन, अगाडिबाट डबल लाइट दिएर त्यो कपडा चाहिँ ठिक छ कि हामीले बजारमा पठाउँदा त्यो कपडा ठिक छ कि छैन फाइनल यहाँ चाहिँ चेक गर्ने. सबै हेरेर आएपछि अनि यसले चाहिँ फोल्डिङ गर्ने. अब यहाँ एक एक मिटर गरेर यहाँ पट्याउने. पट्याइसकेपछि अब कति मिटर भयो भनेर गणना गरेर लेखेर अनि यहाँबाट चाहिँ अब यो डिस्टेन्स. सर्वाङ्ग उत्पादन हो यो कपास. लगेर त्यो त्यो तपाईँलाई देखाएको ढोकाबाट जुन कपास छिर्यो त्यो कपास बिहा भएको फोहोर भएको कपास छिरेको हो, र यहाँ आउँदा यो खाले रङ्गिन भएर यो ढोकाबाट निस्केको. आज आज पनि यसको चाहिँ मजबुती सुन्नु सक्यो. यो करिब करिब 20 वर्ष पुरानो हुनुपर्छ यो कपडा. यो कपडा यहीँ यहीँ निकाले प्रिन्ट कपडा. अहिले खुब चलेको छ नि महिलाहरूले लगाउने सुरुवाल. यो सुतीको यो प्रिन्टको सुरुवाल बनाएर बेच्ने हो भने 1,00,000 पिस त तपाईँको हिँड्दा हिँड्दै बिक्री हुनेवाला छ. त उद्योग कसरी चल्दैन? कति धेरै नेग्लिजेन्स छ क्या यो. ल द इन्ड भयो.

0: उद्योगको दैन चाहिँ कहाँ भएको थियो?
1: यो उद्योग चाहिँ 2032 सालमा यसको सम्झौता भयो। 32 सालको अन्त्यदेखि 33 सालदेखि यो बन्नै सुरु भयो। 34, 35, 36 यो बनेर 35 अन्त्यतिरै बनेर यो सक्यो। 36 सालदेखि यो चाहिँ प्रोडक्सनमा गयो। 36 46 सालसम्म यो उद्योग राम्ररी चलेर 46, 48 त हामीले 2 वर्ष बोनस पनि खायौँ।

उन्चालिस सालसम्ममा राम्रैसँगले उद्योग चल्यो अनि 48 भन्दा 49, 50, 51 हुँदै हुँदै 54 सम्ममा पुग्दाखेरिमा उद्योग अलिअलि ढलबलाउन थाल्यो. सरकारको र कर्मचारीहरूको प्रशासनहरूको खासै ध्यान भएन. त्यहाँ माओवादी युद्ध सुरु भयो, दोहोरो लडाइँ चाहिँ सुरु भइसकेपछि अनि त्यो मारमा यो पनि पर्यो. यो पर्दै जाँदा 54 सालसम्ममा यसको स्थिति मजाले खस्क्यो र करिब 58 गइसकेपछि यो बन्द प्राय नै भयो. 58, 59, 60 बन्द रहेर पनि मान्छेहरू यसो आउने जाने गरे. अन्तमा यो 64 त पुरै नै बन्द भयो. आफ्नो शरीर आफैले सम्हाल्न नसकेर लड्ने कुनै चिज हुन्छ भने यो उद्योग ठिक त्यही चिज भयो कि. अरू सम्हालिदिने कोही पनि भएनन्. एक एक अङ्ग यस्तो बिग्रिँदै गयो कि त्यो अङ्ग उपचार गर्न नि सामान्य उपचारले सक्दैन. एक एक गर्दै धेरै अङ्ग बिग्रिँदै गएपछि कहिलेकाहीँ गाउँघरतिर ठुलो गाई भैँसी किनेर लिएर आउँछ नि, जुन भैँसी एक एक गरेर लडिसकेपछि उसलाई उठाउने तागतै हुँदैन. गोवलपुरको एउटा किसान जसको 10 कट्ठा जमिन छ, त्यो 10 कट्ठालाई एकीकृत गरेर कपास खेती एकीकृत कपास विकास समितिले त्यो खेती गरायो, खेती लगायो. अर्को वर्ष सुन्दा कपासको भाउ घट्यो, अर्को वर्ष सुन्दा त खोइ कताको उद्योगै बन्द भयो अरे, अब जाँदैन अरे कपास, अब लाउनु पर्दैन अरे भनेपछि अब ठुटा काटेर अनि जौ रोप्नु परेन अथवा मकै छर्नु परेन. उनीहरू त अहिलेको पछिल्लो विकसित औद्योगिक आश्रयमा पुगिसके मान्छे फेरि परम्परागत कृषिमा फर्किनु पर्यो. त्यो कति ब्लन्डर फिर्ता छ. त्यो खपिसक्नु फिर्ता नै होइन नि, त्यो फिर्ता भने ब्लन्डर फिर्ता हो. त्यो राम्ररी गहिरिएर त्यसलाई राज्यले अध्ययन गर्ने कुरा गरिदिएको भए यो त हुँदैन थिएन. जरा पनि हाँगोले पनि माथिको छानुहरू बिगारिदियो. पुरै कपडा उद्योगभरि गुलमर फुलेर रातम्मे हुँदा र रङ्गीन मान्छेहरू पुरै काम गरेर फर्किँदा रङ रोकनले झिलिक्क भए फ्याक्ट्री. त्यो बेला त यो चाइनिजहरूले दिएको अनुपम नमुना थियो. यो चान्चुने चिज थिएन. चाइनिजले दिँदा पनि उनीहरूले कम सोचेर दिए होइन, मैले तपाईँलाई धेरै भने नि. अनि हाम्रो लागि पनि कम महत्त्वको थिएन यसलाई. चीन राष्ट्रले नेपाललाई दिएको उपहार ठानेर यसलाई कुनै हालतमा बिग्रिनु दिनु हुँदैन थियो. चिनको चिनो हो नि त यो त.

0: यो ठुली उकाली दामोदर पहाडको उकालोले सातो खाएको छ। यो वरिपरि यो बालुवै बालुवा भएको सबै यो बालुवाको ढिस्कोहरू परपरसम्म यसरी नै उठेको छ। अर्कै संसार अर्कै दुनियाँमा आएको आवाज हुन्छ
1: यो यात्रा दामोदर कुण्डको। यति चुनौतीपूर्ण यात्रा तर यहाँ हिँड्नुको नतिजा पनि गजबकै पाइन्छ। दामोदर कुण्ड पर्यटक जान्छन् तर हिँड्दैनन्, घोडाबाट मात्र सम्भव ठानिन्छ यताको यात्रा।
2: जय दामोदर कुण्ड,
3: जय दामोदर कुण्ड।
1: घोडा चढ्नुपछि कारण छ। यो एकै दिनको यात्रामा 5200 र 5700 मिटरको दुईवटा पास तर्नुपर्छ। हिँडेर जानु मूर्खतै मानिन्छ तर हामीले यही मूर्खाइ नै रोज्यौँ हिँडेरै दामोदर कुण्ड पुग्ने। यात्रा गाह्रो हो, असम्भव होइन, तर यो यात्रा हिँडेपछि पुग्ने गरी नै हिँड्नुपर्छ। बिचमा कुनै सहारा पाइँदैन, बिचमा बास बस्ने कुरै हुन्न, ओत लाग्ने ठाउँसम्म छैन।
0: यो डाँडा कट्नुपर्छ, हुन चाहिँ अब यो सानो देखिएला तर अब निकै छ। यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि
1: पहिले 5200 मिटर उक्लिने र तल झर्ने, त्यसपछि 5700 मिटर उक्लिने अनि फेरि 5000 मिटर झर्ने। भन्न सजिलो तर यो लेकमा हिँड्न गाह्रो। हामीले 13 घन्टा लगायौँ दामोदर कुण्ड पुग्न। यो यात्रामा लिन सक्ने जति सबै अनुभव पाइयो। दामोदर कुण्डको सामिप्यता पाइयो, चक्र कुण्डको यो प्राकृतिक चक्र देख्दा दङ्ग परियो, बालुवाको मरुभूमि कटेर यहाँ आइपुग्दा अन्त काहीँ नपाइने कुराहरू
0: सातो ठाउँमा हुने चिज हो। त्यो यहाँ फल्नु भनेको चाहिँ यहाँ त अब यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ

0: तपाईँहरूको गाउँतिर पनि कुछ हुँदैन नि
1: ल आउनुहोस् आज अचम्मको ठाउँहरू घुमौँ। दामोदर कुण्ड कसरी पुग्न सकिन्छ त सम्पूर्ण रूपमै हेर।
0: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु।
1: पोखराबाट हामीले हिमालपारीको जिल्ला मुस्ताङ प्रवेश गर्यौं। मुस्ताङको सजिलो ठाउँका धेरैवटा स्थान घुमिसक्यौं हामीले। अप्पर मुस्ताङको लोमान्ताङ छेउको यो चराङ गाउँ हो। यहाँबाट एकतर्फ लोमान्ताङ हुँदै चीनको कोराला नाका जोड्ने सड़क जान्छ, तर हामी यहाँबाट पूर्व छिर्नेछौ। केही मोटर सड़क र फेरि कष्टकर पैदल यात्रा गर्नेछौ। अब
2: हामी अहिले चाराङ गाउँमा छौँ। चाराङ गाउँबाट हाम्रो यात्रा दामोदर कुण्डको एकदमै चुनौतीपूर्ण यात्रा छ, किनभने हामीले 5600 मिटरको पास, 5200 मिटरको पास तरेर फेरि तल झरेर दामोदर कुण्ड पुग्नुपर्छ। लेक लाग्ने समस्या उस्तै छ र अहिले चिसो उत्तिकै छ, माथि बर्खाको मौसम हो, तर दामोदर कुण्ड जाने समय पनि यही हो। हामी यहाँबाट अब फेरि यारा घारा गाउँ कट्दै माथि थाटीमा बस्ने हाम्रो आजको योजना छ। हामी घाराभन्दा पनि केही अगाडिसम्म चाहिँ मोटरसाइकल जान्छ भन्ने सुनेका छौँ। अब यो उकालोमा फेरि तान्दिरहेका दुईजनासँग एउटा मोटरसाइकलमा प्रयास गर्दैछौँ, कहाँसम्म पुग्नेछौँ र त्यहाँबाट फेरि पैदल हिँडेर आज थाटी पुग्ने योजना छ। बिहानै हामी यो चराङ गाउँबाट निस्किँदैछौँ।
1: हामी अघि बढ्यौँ दामोदर कुण्ड लक्ष्य राखेर। यो चराङ गाउँ दामोदर कुण्ड जाने आधारको गाउँ हो, जुन पोखराबाट लोमान्ताङ आउने मुख्य सड़कमै पर्छ। गाउँ सकियो, तल खोज रहेछ, हामी खोला झर्नुपर्ने रहेछ। अब सड़क अवस्था र पदमार्गको विषयमा हामी अनभिज्ञ नै छौँ, सोध्दै खोज्दै नै जानुपर्ने अवस्था छ। हेरौँ पुगिएला जसरी पनि। हामी तल झरेर नदी किनारमा आयौँ। यो सायद कालीगण्डकी नै हुनुपर्छ, कालीगण्डकी या यसको कुनै शाखा नदी हो यो। हामी नदी किनार नै बढ्यौँ, जानुपर्ने त अर्कोतर्फको पहाडतिर हो। यहाँ नदी तर्ने पुल यता रहेनछ, सायदै पर कतै पक्की पुल होला। यताको भूगोल यस्तो छ, हरियालीको कुनै नाम नै छैन, पुष्प डाँडाहरू छन् वरपर सबैतिर, वारी यस्तो पारी पनि त्यस्तै नै छ।

0: पुल चढेर हामी यो वल्लो भित्तामा आयौँ। यता हामी जानुपर्ने त उचाइतर्फ नै हो। यता केही हरियाली छ, यहाँ सानो गाउँहरू पनि रहेछन्। सुर्खाङ गाउँ र धी गाउँ देखियो।
1: अब कता जाने र? दुईटा बाटो छ, हामी अल्मल्यौँ यहाँनिर। अब यता सुर्खाङ भनेर चाहिँ लेखेको छ, अब यहाँ अर्को दो बाटो छ, तर के समस्या भने अलि तलतिर पनि हामीले एउटा बाटो छोड्यौँ। यहाँ एउटा म्याप त छ, म्याप मैले हेरेँ, तर म्यापमा के छ भने दुईवटा बाटो मात्र छुट्याएको छ। अब त्यो दुईवटा बाटो यो हो कि दो बाटो त्यो हो, अब यहाँ सोध्नलाई मान्छे पनि भेटिएन। अब के गर्ने?

0: हामी जानुपर्ने त उसैतर्फ नै हो, त्यही भएर उकालो बाटो लियौँ र बढ्यौँ। कोही भेटिए सोध्नेछौँ, बाटोको जानकारी लिनेछौँ।
1: के हो यहाँ रहेछ यो हनुमान? सराहरू बस्दो रहेछ त्यो दुलोमा, हेर्न गिद्ध गिद्ध बस्दो रहेछ। चिल हो कि गिद्ध हो यो? त्यो दुलो दुलोमा त गिद्धहरू चिलहरू बस्दो रहेछ।
2: गिद्धको त अब गिद्ध लामो हुन्छ होइन,
1: यो चिल जस्तो लाग्छ,
2: चिल होला यो।
0: हामी यारा गाउँ छिर्दैछौँ। यारा पुगेपछि निश्चित भयो हामी सही बाटोमै छौँ। हामीले यारा र घारा दुईवटा ठुला गाउँ कट्नुपर्छ भन्ने जानकारी लिएका थियौँ। यो यारा गाउँ वरिपरि सबै पायलपुर फुस्रा डाँडाहरूको बिचमा हरियाली स्थानमा बसेको छ गाउँ। यताका परम्परागत घरहरू अत्यन्त राम्रो लाग्छ मलाई। यी माटोको घरहरू गाउँ राम्रो छ, सुविधा पुगेको छ, सडक विद्युत सबै, हाल त चिन नाका खुलेको छ, व्यापार सजिलो छ। यस्ता चिनिया मोटरसाइकलमा चिनकै व्यापारीले सामान पसलसम्म पुर्याइदिन्छन्।

0: समुद्री सतहभन्दा करिब 3900 मिटर उचाइमा अवस्थित घारा गाउँ दामोदर कुण्डतर्फको यात्रामा यो नै अन्तिम गाउँ हो। अब यसअघि निर्जन ठाउँ छ। दामोदर कुण्ड जाँदा पर्यटकहरूले प्राय घोडा रोज्छन्। घोडाको बन्दोबस्त यतै गर्नुपर्ने हुन्छ। यस यात्रामा दुईवटा अग्लो डाँडाहरू कट्नुपर्ने हुन्छ, एउटा 5200 मिटर अग्लो र अर्को 5700 मिटरको। हिँडेर जाँदा निकै कसरत गर्नै पर्छ, जोखिम उत्तिकै रहन्छ। त्यसैले यतै गाउँतिरै घोडाको बन्दोबस्त गर्नु उचित हुन्छ।
1: समुद्री सतहदेखि करिब 3900 मिटर माथि आइसकेछौँ हामी। यो गाउँलाई घारा भनिन्छ। अब घारा चाहिँ दामोदर कुण्ड जानको लागि अन्तिम गाउँ पनि हो। यहाँदेखि माथि गुम्बा छन्, तर बस्नको लागि ठाँटीहरू छन्। अहिले यो साउनको समयमा चाहिँ मुक्तिनाथ मन्दिरद्वारा चाहिँ यहाँनिर चाहिँ खाने बस्ने सुविधाहरू प्रशस्त छ, ठाउँ ठाउँमा छ। अब हामी यहाँनिर खाना खान्छौँ, अलिक अगाडिसम्म चाहिँ मोटरसाइकलै पुग्ने भन्ने जानकारी पायौँ। त्यो कारणले हामी मोटरसाइकलमै केही अगाडिसम्म जान्छौँ भने त्यहाँबाट चाहिँ पैदल हिँड्नुको विकल्प छैन।
0: अन्तिम गाउँ घारा निकै पृथक देखिन्छ। वरिपरि फुस्टो पहेँलो जमिन बिच बसेको घारा गाउँमा थोरै खेतीयोगी जमिन देख्न सकिन्छ। तलबाट खोला बहनाले पानीको स्रोत छ। पानी नहुँदो हो त यस्तो स्थानमा बसोबास सम्भव नै हुँदैन। कुनै अरबी मरुभूमि समान देखिन्छ यो स्थान। हामीले घारामा खाना खायौँ। यहाँ खाना खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू छन्। सडक यहाँसम्म मात्र छैन, माथिको डाँडासम्मै पुगेको रहेछ। हामीले माथि डाँडासम्मै मोटरसाइकल पुर्याउने निधो गर्यौँ। घोडा लैजाने र नलैजाने भन्ने विषयमा हाम्रो पनि सल्लाह भयो। अहिलेको मूल्य अनुसार प्रति घोडा रु 10,000 पर्दो रहेछ। माथि गाडी पुग्ने अन्तिम स्थानबाट घोडाले सवार गराउने रहेछ। ओह्रालोमा झर्नुपर्ने र उकालोमा मात्र घोडाले चढाउने हुँदो रहेछ। यहाँ गाउँमा बुझ्दा सबै पर्यटक घोडामै जाने गरेको बुझ्यौँ, तर हामीले आफ्नो खुट्टामा विश्वास राख्यौँ, हिँडेरै जाने दुस्साहस गर्यौँ।
1: लाग्यौँ हामी खाना साना खाएर यो घाँडा गाउँबाट, थाहा छैन कहाँसम्म मोटरसाइकल पुग्छ, जहाँसम्म अन्तिम पुग्छ त्यहाँसम्म पुर्याउनेछौँ। र आज कसेर हिँड्नुपर्छ माथि पुग्नलाई, किनभने अलिकति ढिलै भइसक्यो। भरे जो 7 सम्ममा हामी छाँटी चाहिँ पुगेर बस्ने हाम्रो योजना छ। हामी कहाँ गएको गएको, अब गएको गई गएको गई, यस्तो छ। यता दाहिनेतिर हेरौँ, माथिको डाँडासम्म बाइक पुग्छ।
0: यता अघिको डाँडाहरू छिचोलेर माथि जानुपर्ने, कति माथि कति माथि, जे होस् अब यात्रा रोचक हुनेछ। यता देब्रेतर्फ माथि अर्को रोचकता देखियो, अचम्मको स्थान। जमिनबाट 81 माथि उठेको डाँडाको चुच्चे पहाड, यही पहाडको माथि अनाकन्टारमा बसेको लुरी गुम्बा, वरिपरि प्राकृतिक मानेजै देखिने सुसुराहरूको मध्यमा छ लुरी काबुङ। महत्वपूर्ण लामाको मृत्यु पश्चात उनीहरूको सम्झनामा जुन छोर्तेन बनाइन्छ त्यसैले काबुङ भनिन्छ। भनिन्छ यो क्षेत्रमा 21 काबुङ छन् रे, जसमध्ये 3 मात्र पत्ता लागेका छन्। एउटा काबुङ यहाँभित्र छ, लुरी काबुङ। आफै उत्पत्ति भएको सिसाको छोर्तेन छ रे त्यहाँभित्र। यस्तो भिरमा रातो रङको 3 भएको गुम्बा हेर्दै विषक्त देखिन्छ। लुरीको अर्थमा लु भनेको नाग र री भनेको पहाड। पहिले यता नागले दुःख दिन्थ्यो, जसकारण गुम्बा बनाउनु पर्यो। यहाँभित्र काबुङ छ, त्यही भएर पुरा नाम चाहिँ लुरी काबुङ गुम्बा। समुद्री सतहभन्दा 4000 मिटर उचाइको लुरी गुम्बा लामाहरूको ध्यान गर्ने स्थान पनि हो। यहाँ लामाहरूले 3 वर्ष 3 महिना 3 दिन बसी ध्यान गर्थे। यहाँ लामाहरूको ध्यान कक्ष झ्यापा मोलिनु छ, जहाँ हरकै जान पाउँदैनन्। महिलाहरूलाई वर्जित छ र पूजा गर्ने लामाले मुख छोपेर मात्र जानुपर्ने हुन्छ। हामी लुरी गुम्बाबाट अझ अघि बढ्यौँ। लुरी गुम्बाकै फेदीमा यस्तो संरचना देखियो, सायद गुम्बाकै भाग हो कि त यो, यसै भन्न सकिएन। अब यो नै अन्तिम मानवीय संरचना। यसअघि 2 ठाउँमा ठाटी छन्, त्यसबाहेक अन्य मानवीय संरचनाहरू भेटिने छैन। हामी पहिले खोला झर्ने रहेछौँ, त्यसपछि भयङ्कर उकालो देखिँदैछ। 4000 मिटर भन्दा थप उचाइ चढ्नेछौँ हामी।
1: मरेर बाइक तान्न चाहिँ हेरौँ, यतिको सामान त सजिलो भयो, तल निकै अप्ठ्यारो थियो। अब यहाँ चाहिँ केही सजिलो आयो, हामी माथि उचाइ लेकोहरूले अचानक चाहिँ 81 चाहिँ चढेको उकालो पार गर्दैछौँ। हेरौँ यहाँ अगाडिदेखि अप्ठ्यारो आयो, हरियो हरियो हरियो डाँडा पो आयो त माथि आएपछि त। फेरि अब हामीले त्यो छर्लक्कै डाँडा काट्नुपर्छ, मोटरसाइकल चाहिँ डाँडा कटेर कटेर राख्नुपर्छ हामीले, र त्यहाँबाट हिँड्नुपर्ने हुने रहेछ।
0: हामी 4000 क्रमशः 41-42 हुँदै अघि बढ्दै गयौँ। मोटरसाइकलको शक्तिमा पुरै रास आएको छ, तान्नै सक्दैन साधारण उकालोमा पनि।

0: ल एकछिन हामी बिसायौँ यहाँनिर यो मोटरसाइकलको इन्जिनलाई पनि आराम दिनु पर्यो, उकालो सानो छैन, यो फेरि अलिकति गलत चाहिँ गलत हो। हामीले एकैचोटि तलबाट यति धेरै माथि आउनु चाहिँ यो एक्लोमाटाइसनको नियमले मान्दैन, शरीरलाई एकैचोटि अक्सिजन लो भएको ठाउँमा पुर्याउनु हुँदैन। तर पनि अब बाध्यता हाम्रो, केही समय भए पनि दूरी घटाउँ, मोटरसाइकल जानेसम्म चाहिँ प्रयासै गरौँ भनेर हो। हामी हिँडेको बाटो तल, अब यो कहाँ हो कहाँ हो चिनिँदैन, गाउँ छोडेर थोरै आइएन, खाना खाएको गाउँ तल घारा, त्यहाँबाट पारीको ठाउँहरू चिनिएन, अब कुन हो कुन हो उता, सबै सानो सानो थुम्को जस्तो देखिन थाल्यो। हुन चाहिँ त्यो विशाल विशाल पहाडहरू हुन् त्यहाँनिर, सबै पहेँलो सेतो अनि पारीको चाहिँ निलो देखिन्छ। अब हामीलाई अहिले साँच्चै भन्दा चाहिँ कहाँ गएको गएको, कति टाढा गएको गएको जस्तो अनुभव भइरहेको छ। अब त हामीले गाउँघर पनि भेट्ने छैनौँ, माथि चाहिँ त्यो ठाटीमा चाहिँ मान्छेहरू हुनुहुन्छ अरे, त्यो कारणले आशा छ मान्छेहरू भेटिनुहुन्छ भन्ने चाहिँ। तर आज अब मोटरसाइकल राखेरै हामीले हिँड्नुपर्ने अवस्था छ, बिस्तारै बिस्तारै जान्छु, समय त छ, जे होस् बेलुकासम्ममा ठाटी पुग्यो भयो।
1: समथलमा सहजै उक्लिन्छ मोटरसाइकल, उकालोमा तान्दै तान्दैन, एकजना ओर्लिनु पर्छ, एकजनालाई मात्रै चाहिँ लान्छ मोटरसाइकलले।
0: तान्दैन हो तान्दैन,
1: हामी माथि चौर भए ठाउँमा आइपुग्यौँ, समुद्री सतहभन्दा 4,950 मिटर उचाइमा। यहाँ जङ्गली जनावरहरू प्रशस्त देखिँदैछन्, सायद यी नाउर हुन्, जङ्गली भेडाहरूको वतन ठुलो रहेछ यहाँ। यो ठुलो चौर झन्डै 5,000 मिटर उचाइमा, मैले अहिलेसम्म मोटरसाइकल पुर्याएको उच्चतम बिन्दु हो यो।
0: हामी यो स्थानमा आइपुग्यौँ, अब यसलाई ठ्याक्कै के भन्छ थाहा छैन, तर मोटर आउन सक्ने सायदै अन्तिम बाटो यो हो। यहाँदेखि अगाडि अप्ठ्यारो छ, बाटो त चौडाइ छ, लान सकिँदैन, धेरैवटा गाडीहरू चाहिँ यहाँ राखेको देखेर हामीले पनि मोटरसाइकल यहीँ राख्यौँ। अब हामी जानुपर्ने सायदै यो भेग हुन सक्छ, यो भेगमा चाहिँ हामीले ठुला ठुला पहाड चट्टानहरू देख्छौँ, पर गोरेटो जस्तो देखिँदैछ। अब यसै हेर्दा त निकै 4-5 घन्टै हिँड्नुपर्छ होला, त्यो पहाड छिचोलेर नि कति हो, सुनेसम्म चाहिँ त्यो पहाडको चुचुरोमा कतै ठाटी छ हामी बस्ने भन्नेसम्म चाहिँ हाम्रो एउटा आकलन छ। हेरौँ अब जे पर्छ भोग्दै जाने हो, अबर चाहिँ नपरियोस् त्यति नै मात्रै कामना छ। अब डङ्की डङ हिँड्ने हो, बाटो त ठुलै छ, तर अहिले मोटर गाडी आउन सक्दैन किनभने सबै यो के भन्ने ढाटोहरू ढुङ्गाहरू छ। अब हिँड्ने कता हो, यता पनि गोरेटो छ, यो बाटो चाहिँ फेरि यता गएको छ। अब यतै जान्छ, हामी बाटो छोड्दैनौँ, हराउँदैन होला, दुईजना मात्रै छौँ। त्यहाँ पुगेपछि आजको बास ठाटीमा बस्छौँ। ठाटी मैले सुने अनुसार चाहिँ मोटरसाइकल राखेर त 1 घन्टै पुगिन्छ भन्ने सुनेको, हेरौँ कति टाढा छ, त्यति धेरै त हिँड्नु पर्दैन होला सायदै। हिँडेको 1/2 घन्टा भयो, अब चाहिँ ठाटी देखियो यस्तो भाइ, ठाटी अगाडि दुईटा हामीले निलो निलो देख्यौँ, पक्का त्यो ठाटी हुनुपर्छ, धेरै नै रहेछ। हामी कति 1/2 घन्टा त हिँड्यौँ माथिबाट, ठाटी आइपुगिहाल्यो।
1: तल गहिरोमा रहेछ ठाटी, घिउमा ठाटी भनिन्छ यसलाई। यहाँ बास बस्दै 3-4 संरचनाहरू देखिँदैछन्, हाम्रो बास सायदै यहीँ हुनेछ आज। माथि मोटरसाइकल राखेर करिब 1 घन्टा फटाफट हिँडेर हामी यहाँ आइपुग्यौँ। मोटरसाइकल 4,950 मिटरमा राखेर हामी 4,850 मिटरमा झर्यौँ। भोलि हिँड्नुपर्ने बाटो पारी देखिँदैछ, ठाटीमा कोही देखिनुभयो, सायद बटुवा हो कि त यहाँको रखवालाहरू हुनुहुन्छ।
2: भोलि चाहिँ अलि चाहिँ
3: आज भन्दा
4: दिन पऱ्यो,
2: भोलि दिन पऱ्यो,
4: दिन पऱ्यो,
2: हिँडेर जान्छ होला नि,
0: हिँडेर त दुईजना मात्रै हो ए, जुम्मा ठाटी हामी त बाइक ल्याएर त्यहाँ राख्यो नि त, डाँडामा त्यो गाडीहरू राखेको छ नि, त्यहाँ राखेर यति त हिँड्यो थोरै।
1: साँच्चै भन्दा उहाँहरूले पत्याउनु भएन, हामी हिँडेर जाने कुरामा विश्वास गर्नु भएन उहाँहरूले। यो घिउमा ठाटीबाट घोडामा जानेहरूलाई 1 दिन पुरै लाग्छ, हिँडेर जान मुस्किल पर्ला नै भन्नुभयो उहाँहरूले। जे होस् आज सुरक्षित ठाउँमा आइपुग्यो, भोलिको दिन जे पर्ला पर्ला हिँडेरै जानेछौँ हामी। यो ठाटी चाहिँ म्याप

0: त्यो शिवालयले सञ्चालनमा ल्याएको रहेछ। यो दुई महिना सञ्चालित हुन्छ, अब दुई चार दिनमै बन्द हुनेछ। यो साउनसम्म मात्र खुल्दो रहेछ यहाँ।
1: हामी यो ग्रुम्बा थाटी भन्ने ठाउँमा आइपुग्यौँ। 4856 मिटरको उचाइ हो यो। यो अहिले आएर यहाँ बुझ्यो, हामी त कति पनि आएको रहन्छ आज। भोलि जानलाई धेरै छ, बिहान 5-6 बजे नै हिँड्नु पर्यो भोलि भन्ने हामीले सोचाइराख्यौँ। किनभने त्यति छिटो हिँड्दा पनि उहाँ चाहिँ 4-5 बज्छ होला सायदै पुग्दाखेरि। अब हामी यहाँ बस्छौँ, यहाँ बसेर चाहिँ उपाय, यहाँ नबस्नुको उपाय छैन, किनभने बिचमा अर्को बस्ने ठाउँ छैन, दामोदर कुण्ड नै हो। अब भोलि चाहिँ हाम्रो वास्तविक सङ्घर्ष सुरु हुन्छ।
0: वास्तवमै भोलि हाम्रो सङ्घर्ष पूर्ण दिन रहनेछ। भोलि मात्र होइन, फेरि फर्केर आउँदा पनि दिनभरि नै लाग्नेछ। यो स्थान 4850 मिटरमा छ, झन्डै यही उचाइमा छ दामोदर कुण्ड। तर बिचमा 5200 र 5700 मिटर अग्ला डाँडाहरू पार गर्नुपर्ने हुन्छ। खाटीभित्र आगो बलियो, तातो पानी ताप्दै छ। यहाँ खाना बस्न निशुल्क रहेछ। खाटीमा हाम्रो अलावा पोखराको टोली हुनुहुन्छ, घोडामा जाने रे उहाँहरू। खाटीमा सेवा दिने घाराको आमा, रुकुमबाट सेवा प्रदान गर्न आउनुभएको दाजु हुनुहुन्छ यहाँ। उहाँहरूले चाहिँ लेक लागेका बुबालाई डोकोमा हालेर दामोदर कुण्डबाट यहाँ ल्याउनु भएको। बुबा लेक लागि फर्किनु भएको, अन्तिम अवस्थामा हुनुहुन्छ भने अर्को बुबा चाहिँ यहाँ आइपुग्दै लेक लागिसकेको पनि हुनुहुन्छ। घोडामा नअडिएपछि डोकामै ल्याए दामोदर कुण्डमा संरचना बनाउने यी भाइहरूले।
1: ल, हामी यो थाटीबाट अब आज बिहानै निस्किन तयारी गर्दैछौँ। एकदमै धेरै उसै लागेको छ, अगाडिको बाटो पनि देखिने अवस्था छैन। बिहानको करिब 7 बजे हामी अब अगाडि निस्क्यौँ। करिब 12 घन्टा निरन्तर छिटो छिटो हिँड्दा चाहिँ आज दामोदर कुण्ड पुग्न सक्ने अवस्था छ। जहिले पनि बिहान चाहिँ यो बर्खामा मौसम यस्तै हुँदैछ अरे, पानी पनि अलिअलि छिटाइरहेको अवस्था छ। भोलि फर्केर आउँछौ। कति उकालो रहेछ है बाटो, एकैचोटि हामी उकालो हिँड्न सुरु गरेको, झन्डै 5051 मिटर आयौँ होला 4800 मिटरबाट हिँडेको। बाटो यस्तै छ है, उकालो कतै समतल, धेरै चाहिँ उकालो छ। तल फेरि हामीले खोला तर्यौँ, अब खोला तरिसकेपछि फेरि उकालो सुरु भयो। अब हामी माथि 5200 मिटरको उच्चतम बिन्दु पुग्छौँ, फेरि झर्छौँ भने 5600-5700 चाहिँ हाम्रो अधिकतम चाहिँ उचाइ रहन्छ यो यात्रामा। त्यहाँबाट फेरि केही झरेर हामी फेरि दामोदर कुण्ड पुग्नेछौँ।
0: यो यात्रामा अब 8 गरेपछि पुग्नै पर्छ दामोदर कुण्डसम्म। बिचमा घर संरचना त के ओत लाग्ने ठाउँसम्म छैन रे। 5200 कटेर फेरि 4800 जाने, अनि फेरि 5700 कटेर अन्तिममा 5000 पुग्नुपर्छ। अर्थात् उकालो ओह्रालो, फेरि उकालो अनि ओह्रालो, सबैभन्दा ठुलो समस्या लेक लाग्ने नै हो। यहीँ नै अक्सिजन कम भएको अनुभव हुँदैछ। हामी जम्मा 5000 मिटरमा मात्र छौँ अहिले। अगाडिको डाँडा देख्दा हरेस खाइन्छ, हिँड्न सकिँदैन होला त्यहाँ त भने यस्तो लाग्छ। सायद त्यो 5200 मिटरको डाँडा होला अघि बिहानैबाट लागेको हुस्सु केही कम भयो। अब चाहिँ हामी बिसाएको ठाउँबाट वरपर हेर्दा यस्तो देखियो। हामी उपत्यकामा छौँ, अब कहाँबाट ठाडो उफिनुपर्ने हुन्छ 5200 डाँडा पुग्नलाई। 5200 पुगे त केही ढाडा साउँथ्यो होला सायद।
1: हिँडेको 2 घन्टा भयो हामी तलबाट। माथिको त्यो सानो डाँडा र ठुलो डाँडा छ 5200 र 5600, तल्लो डाँडै पुगेको छैन। अब तल्लो डाँडा 5200 पुग्यो भने त त्यहाँबाट फेरि ओह्रालो झर्ने हो। कति भन्दाखेरि जति हामी आयौँ अहिले त्यति नै ओह्रालो झर्ने, त्यही हाइटमा पुग्ने, अनि फेरि 5600-5700 मिटरको अग्लो डाँडा चढ्ने। भनेपछि यात्रा सजिलो चाहिँ रहेन, निकै मुस्किल परेछ। मौसम अलिअलि खुल्दैछ, तल हामी हिँड्दाखेरि जुन तुवालो थियो, तुवालो भन्दा नि उसले त्यो चाहिँ अलिक छट्दैछ। अब अलिअलि वरिपरिको दृश्यहरू अलिक मजाले देख्न थालेको अवस्था छ।
0: हामी 5200 डाँडा चढ्दैछौँ, लगभग यही अघि निस्कनेछौँ हामी डाँडामा। हेर्दा सजिलो तर हिँड्न गाह्रो छ यता, सास तान्न मुस्किल, एकैछिनमा स्यास्या भइहालिने। यो उकालो छिचोल्दै आएको हामी बालुवाको पहाडमा तेर्सो बङ्ग्याएर गोरेटो चढाइएको छ। छिटो त हिँड्नै सकिँदैन, बिस्तारै नै हामी चढ्दैछौँ उकालो।
1: त्यो ढुङ्गा चाहिँ कस्तो, यहाँ कतै त्यस्तो खालको चट्टान नदेखिने, एउटा मात्रै ढुङ्गा, सबै छन् भने यो माटोको ढिस्को छन्। कहीँ कहीँ चट्टानहरू सुतेका छन्, तर त्यो चाहिँ उठेको ढुङ्गा अलिकति अनौठो देखिरहेको छ यहाँबाट।

0: यो स्थानलाई भनिन्छ सानो डाँडा। यो सानो डाँडाको कारण भन्नुको कारण चाहिँ यो 52 सय र 57 सय मध्येको 52 सयको डाँडा चाहिँ यो हो। यसको वास्तविक नाम त अर्कै होला, थाहा भएन। अब यो ठाउँ चाहिँ ठ्याक्कै फेरि मरुभूमि जस्तो छ। यो वरिपरि यो बालुवै बालुवा भएको, सबै यो बालुवाको ढिस्कोहरू परपरसम्म यसरी नै उठेको छ। अर्कै संसार, अर्कै दुनियाँमा आएको आभास हुन्छ। यहाँ वरिपरि एकताल दृश्य हेरौँ। अहिले अलि हुस्सेले साथ दिएको छैन दृश्य हेर्नलाई। फर्किँदाखेरि हामी यहाँको दृश्य लिनेछौँ र फेरि सायद राम्रो दृश्यहरू भेट्यो भने खिच्दैछौँ। तर जे होस् एकदमै धेरै मनमोहक ठाउँ छ। 500 मिटर हिँड्नलाई एकदमै धेरै अप्ठ्यारो छ, तर हामी बिस्तारै बिस्तारै यहाँ आइपुग्यौँ। लगभग 3 घन्टा त भयो। यहाँदेखि तल जानुपर्छ फेरि ओह्रालो, अनि अहिलेकै हाइट जुन हामी हिँडेको थियौँ आधाबाट, त्यो हाइटबाट फेरि 57 मिटर डाँडा चढ्नु चाहनु। 52 मिटरको यो सानो डाँडा कटियो। अब अलिक मनोबल बढ्यो हाम्रो। सानो डाँडाबाट बाटो ओह्रालो लाग्यो, तर यो ओह्रालो हिँडाइको सम्पूर्ण क्षतिपूर्ति त्यो 57 सयको ठुल डाँडाले तिराउनेछ।
1: मौसम खुलो तुवा, यो हुस्से गयो तुवालो भन्दा नि यो हुस्से नै हो, एक प्रकारको बादल हो भनौँ न। धेरै उचाइमा छौँ हामी। अब हामी फेरि तल झरेर उकालो, अनि फेरि तल ओह्रालो, अनि यो ठुलो डाँडा चाहिँ देख्दै डर लागिरहेछ। 57 सय मिटर पुग्न अब चान्चुने कुरा होइन, फेरि तलै झर्नुपर्छ। लगभग 48 सय मिटरबाट फेरि 57 सय मिटर भनेपछि निकै ठुलो चुनौती छ। अहिले नै हामी धेरै थाकिसकेको अवस्था पनि छ।
2: अहिले 10 बजेतिर मौसम खुल्यो। बिहान त हुस्सुले ढाकेको थियो, अब भने दृश्य स्पष्ट हुँदै आयो। सायद अझै सुध्रला मौसम। अब सन्ताउन्न सयको डाँडा देखियो, अजङ्गको पहाड। अहिले हिउँ नपरेर हो, हिउँमा त यो हिमालय हो। हिँड्नु निकै छ अझै, आफैले हौसला दिनुपर्छ आफैले। यहाँ आएर हरेस खायो भने चाहिँ केही उपाय छैन, निरन्तर अघि बढ्नु छ। बेलुका बास बस्ने ठाउँ पुग्न सकिएन भने के हालत हुन्छ कल्पनै नगरौँ। पाँच हजार मिटर उचाइभन्दा माथि जुनसुकै समय जोसुकैले लेक लाग्न सक्छ। अल्टिच्युड सिकनेस प्राणघातक हुन सक्छ। बिरामी नै भइयो भने पनि फेरि हिँड्न नसकिएला। एउटा आशा छ, पछाडि घोडामा पर्यटकहरू आउँदैछन्। हिजो ठाडीमा सँगै भएकाहरू भन्दा हामी छिटो निस्किएका हौ।
0: पानी जस्तो पानी थापेर ल, तातो पानी छ त्यो मिक्स गरेर खाइदिउँ। खोला रहेछ तल।
2: समस्यामाथि समस्या। अब यहाँ आएर थाहा पाइयो, हामीले रेनकोट लगायतका ओतिने लुगाहरू तल नै छोडेछौँ। सामान छाँटेर बोक्ने सिलसिलामा सामान छुट्यो। अब फर्कँदा पानी, हिउँ या फाप्रै बसियो भने हाम्रो महाभिजोग हुनेछ। यहाँ त जाँदा जति उकालो ओह्रालो हुन्छ त्यति नै फर्कँदा पनि पर्नेछ। गोरेटो यहाँबाट ओह्रालै ओह्रालो झरेको छ। तल खोला पुगेपछि चाहिँ उकालो चढ्नु पर्नेछ सायद। खोला झर्न अझै निकै छ।
1: हामी धेरै तल झर्यौँ। अब यहाँबाट चाहिँ स्पष्ट देखिँदैछ, हुस्से त छ। यो डाँडा कट्नुपर्छ। हुन चाहिँ अब यो सानो देखिएला, तर अब निकै छ। जे होस् यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि त्यहाँबाट सुने अनुसार चाहिँ फेरि केही ओह्रालो अनि तेर्सो तेर्सो भएर दामोदर कुण्ड पुगिन्छ। जे होस् हिँड्नलाई आधी बाटो चाहिँ अलिकति आइएकै छैन, अझै धेरै हिँड्नै छ।

0: ठाउँ चाहिँ मान्नै पर्छ। यस्तो दृश्यहरू सायदै विश्वको अन्त ठाउँहरूमा पाइएला। एक प्रकारले हेर्दा त यो मरुभूमि नै हो, शीत मरुभूमि अर्थात् चिसो मरुभूमि। यो अप्पर मुस्ताङको पनि कुनाको भेग हो। नेपालको नक्सामा उत्तरमा जुन सबैभन्दा उठेको डल्लो या टुटुल्को परेको भाग छ, हामी त्यही छौँ। हत्तपत्त पर्यटकहरू नआउने ठाउँ हो यो। जति पर्यटक आउँछन् धार्मिक प्रयोजनका निम्ति आउँछन्, अर्थात् दामोदर कुण्डमा पूजा आजा गर्ने हेतु। भारतीय पर्यटकहरू धेरै आउँछन्। दामोदर कुण्डको महत्व नेपालीलाई भन्दा भारतीयलाई बढी रहेछ। तर हाल चर्को पर्मिट शुल्क भएकोले संख्या भत्तै घटेको बुझियो। पर्यटन सम्बन्धी धेरै नीतिगत समस्या छ हाम्रो देशमा। यो क्षेत्रमा धार्मिक पर्यटनलाई बढावा दिने नीति ल्याउन सके हामीलाई अवश्य फाइदा पुग्नेछ। तर नीति नियम बनाउने निकायलाई सायदै थाहा छैन यहाँ के आवश्यकताहरू छन् भनेर।
1: हामी निकै तल झरेर फेरि यो नदी भए स्थानमा आयौँ। हामी जति चाहिँ तलको ठाँटीबाट हिँडेको थियौँ लगभग त्यही उचाइ करिब

0: करिब चाहिँ झर्यौं। यहाँनिर पनि एउटा थाँटी देखिन्छ, तर यहाँनिर चाहिँ बास बस्न त सकियो, तर उड्ने ओछ्याउने र खाद्यान्न चाहिँ आफूसँग हुनु आवश्यक जस्तो लाग्यो। यहाँनिर चाहिँ धेरै ठुलो गल्छी छ, धेरै तलबाट चाहिँ नदी बगेको छ। यस यो नदी जुन छ यो चाहिँ भर्सिया खोला भनिन्छ यसलाई, यो कालीगण्डकी चाहिँ होइन। यहाँबाट चाहिँ हामी फेरि ठुली उकाली भनिन्छ, जुन भयङ्कर ठुलो उकालो छ त्यो ठुल डाँडा जानको लागि। लगभग हामी फेरि यहाँबाट 5600 मिटर उक्लिन्छौँ र फेरि झरेर चाहिँ दामोदर कुण्ड पुग्ने अवस्था छ। सरहरू कहाँदेखि आउनुभयो?
1: पोखरादेखि।
0: कति दिन लाग्यो यहाँ आइपुग्नलाई? भनेको कुन तरिकाले बिचमा कता कता के के गर्दै आउनुभयो?
1: पोखरादेखि जुनसँग आयो अस्तिसँग आयो,
2: हजुर,
1: हिजो आएर घिरमी ठाँटी होइन त्यहाँ जस्तो उहाँ त यहाँसम्म सबैजना
2: घोडामा जानुहुँदैछ सबैजना। ल शुभयात्रा सबैजनालाई।
0: उहाँ दुईजना दाजुहरू चाहिँ स्थानीय दाजुहरू, उहाँहरू चाहिँ यहाँ घोडाको सुविधा दिनुहुन्छ। हजुरहरूको घर त कता पो? ए यारा र घाराको दुईजना हुनुहुन्छ, तर दुईजना यारा यारा हो, फेरि यारा भनेको चाहिँ साथी साथी हो। गाउँको नाम चाहिँ यारा घारा हो।
3: थाटीमा बसेर घोडामा आउने पर्यटकहरूसँग यहाँ भेट भयो हाम्रो। खोलामा 1 घन्टा जति विश्राम गर्दो रहेछ घोडाले। खाजा पानी यतै खायौँ सबैजनाले। घोडाहरू खोलामै विश्राम गरे, हामी हिँड्न सुरु गरिहाल्यौँ। अबको उकालोमा घोडाहरूसँग सकिँदैन, उछिनेर अघि जानेछन् पक्का पनि। अबको उकालो हाम्रो लागि निकै चुनौतीपूर्ण हुनेछ। यता चाहिँ फर्कँदै गरेको टोली आज बिहान दामोदर कुण्डबाट हिँड्नु भएको। यहाँ विश्राम गरेर खाजा खानु हुँदो रहेछ। उहाँहरू सबैजना घोडामै हो, हामी हिँडेर आएको देख्दा उहाँहरू पनि चकित हुनुभयो।
4: जय दामोदर कुण्ड,
5: जय दामोदर कुण्ड।

0: अब सुरु भयो ठुली उकाली, निरन्तर उकालो, कैयौँ घण्टा लाग्ला कट्नलाई। यो उकालोमा चाहिँ हरेस खानु भएन, नआत्तिकन कटाउनु पर्ने हुनेछ। यता हामीले छिचोलिसकेको भेग, तल फोचमा भार्से खोला, खोलाबाट सुरु भएको ठुली उकाली 5700 मिटरसम्म अब उकालै मात्र। तल खोला सायद 48-49 मिटरमा थियो होला।
1: कठिन छ है ठुली उकाली, भयङ्कर कठिन छ। सोचो यस्तो सजिलो छैन, गाह्रो छ।
0: घोडाहरूले हामीलाई उछिने, माथि उक्लिसके, हामी तलै छोडियौँ।
1: यो ठुली उकाली दामोदर पहाडको उकालो ले सातो खाएको छ, यहाँ बोल्न पनि हाँस उठिरहेछ। थोरै भएन हिँडेको, हुन त त्यहाँ एउटा फिल्डर पनि देखिँदैछ, त्यो 5600 मिटरको उचाइमा तलको जस्तै। त्यहाँ पुनः धौधौनै पर्यो, हामीलाई निकै मुस्किल परेको छ। हरेस खाएको छैनौँ, घोडाहरूले नितर अगाडि गइसक्यो। अब यो भन्न जति सजिलो छ, यो लगभग हामी अहिले 54-55 सय मिटरमा चाहिँ भइराख्दाखेरि हिँड्न कति अप्ठ्यारो हुन्छ भन्ने कुरा चाहिँ यहाँ हिँड्न मात्रै थाहा हुन्छ पक्का पनि। जे होस्, हामी रमाइलो गर्दै आउँदैछौँ, यहाँको गलेको दुःख पीडाहरूलाई चाहिँ हाँसोमा उडाउँदैछौँ। अब हाम्रो मुख्य सर्कस भनेको त्यो ठुलो पहाडको चाहिँ टुप्पोमा पुग्नु हो, त्यहाँबाट त अलिकति केही ओह्रालो र तेर्सो बाटो पनि छ अरे।
2: परिस्थिति सानै राम्रो छ, यो वरिपरि यो मरुभूमि जस्तो, यतापट्टिको हेरौँ पहाड कस्तो खालको यो हनौट, उतापट्टि पनि देखाउँ त साह्रै रमाइलो छ।
3: पारीको डाँडा हामीले कटेर आएको, भोलि फर्किँदा चाहिँ कति मुस्किल पर्ने हो यी डाँडाहरू।

खोलै खोला हामी हिँड्दैछौँ एकछिन, धेरै उतारो चढ्नु पर्ने रहेछ अझै, हामी के ओह्रालो चिज हर्यौँ। यो यस्तो खालको आकृति भएको यो फोसिल्स अथवा यसलाई शालिग्राम भनौँ, अलिक च्याप्टर खालको पनि छ यो। खोज्दाखेरि त कति हो कति यहाँ वरिपरि सबै प्रायः ढुङ्गाहरूमा यस्तै खालको चाहिँ आकृतिहरू चाहिँ भेटिन्छ। यो कालीगण्डकीको यो भेग त अब शालिग्रामको लागि एकदमै धेरै प्रसिद्ध नै हो। यहाँ अहिले हामीलाई खोज्नु छैन, तर शालिग्राम लाने हो भने चाहिँ धेरै मात्रामा शालिग्राम यहाँ पाउन सक्ने अवस्था छ।

0: यो डाँडा हामी बिस्तारै नै चढिरह्यौँ। साँच्चै कति मुस्किल हुन्छ यस्तोमा हिँड्न। तल कम उचाइमा त हिँड्नु केही छैन, लेकमा सास फुल्छ, एकैछिनमा स्यास्या गराउँछ, खुट्टै नचल्न खोज्छ। जसो तसो हामीले ठुल डाँडा उफ्यौँ, यहाँबाट हिमालको दृश्य पनि खुलेर आयो
1: र अन्तिममा हामीले पनि यो 5600 उचाइको डाँडा छिचल्यौँ। यो डाँडामा एउटा पिलर छ र पछाडि चाहिँ अचम्म आकृतिको एउटा हिमाल देख्यौँ। कुन हिमाल हो थाहा छैन अहिलेसम्म, ठ्याक्कै यो गुरुको रूपमा चाहिँ रहेको जस्तो देखिन्छ हेर्दाखेरि। यहाँबाट अब चाहिँ हामीले केही ओह्रालो याससम्म तेर्सो तर्पाया जानुपर्ने भन्ने सुनेका छौँ। वरिपरि एकताल म देखाउने प्रयास गरौँ। यो पहाडबाट देखिने डाँडा हाम्रै नजिकै छ। यो भेग, यो भेग हामीले कटेर आएको तल रेखा जस्तो बाटो देखिँदैछ र योभन्दा तल देखिन्छ अघिको हामीले 5200 मिटरको सानो डाँडा, यसलाई चाहिँ ठुलो डाँडा भनिन्छ र हामीले यो ठुली उकाली पनि छिचेल्यौँ। अब भने बिस्तारै हामी ओह्रालोतर्फ लाग्नेछौँ।
0: हामीले यहाँको उचाइ नापी हेऱ्यौँ, 5650 मिटरको उचाइको डाँडा रहेछ यो। तर घोडावाल स्थानीयहरूले यसलाई 57 डाँडा भनेको पाइयो। 57 डाँडा वास्तवमा 57 डाँडा चाहिँ रहेछ। अब 57 कटेपछि फेरि ढाडस दियौँ आफैले आफैलाई। हिँड्न त अझै 3 घन्टा या बढी नै लाग्ला हामीलाई, तर बाटो उकालो पर्ने छैन। अब स्थान यस्तो गजबको छ, मरुभूमिमै हिँडेको आभास हुन्छ यस्तोमा हिँडिराख्दा। यही मरुभूमिमा जङ्गली जनावर चरिरहेको देखिन्छ, सायद नाउर हुने जङ्गली भेडा बथान नै देखियो यता। जमिनमा थोरै चौर छ, यही बीच आहारा खोज्छ यिनीहरू। यही अघि यस्तो किल्ला देखिन्छ, चट्टानै भिरमा छ किल्ला। हामी जानुपर्ने चाहिँ यता पारीको क्षेत्रमा, तर बाटो सिधै त्यता गएको छैन, निकै पर पुगेर घुमेको देखिन्छ गोरेठो। यो किल्ला जस्तो देखिने चट्टान प्राकृतिक हो, तर हेर्दा चाहिँ इटाकै संरचना झैँ देखिन्छ। यता ठुलो क्षेत्रमा यस्तो किल्ला रूपी चट्टान छ। हामी जानुपर्ने भेग हेर्दा मन हात्तिएर आउँछ, त्यहाँ पुग्न निकै समय लाग्नेछ अझ। हामी हिँड्दै गर्दा नै रात पर्यो हिजो, अँध्यारोमा यहाँ आइपुग्यौँ। दामोदर कुण्ड छेउमा यस्तो थाटी छ। हाल मुक्तिनाथ मन्दिरले थाटी सञ्चालन गरेकाले यहाँ खाने बस्ने सुविधा छ, तर अबको केही दिनमा यो थाटी बन्द रहन्छ। कोही बस्दैन यहाँ, थाटीमा ताला लाग्छ साउनपछि, त्यसपछि आउन कठिन हुन्छ। बन्दोबस्तीका सबै सामान आफै बोकेर आउँदा चाहिँ हुन्छ, खाने र बस्ने दुवै। हिजो राति आइपुगेकोले ठाउँ देख्न पाइएको थिएन, आज हेर्दा केही हराभरा स्थान रहेछ यता। यही नजिकै छ दामोदर कुण्ड।
2: हामी हिजो राति निकै साँझ परेपछि, राति 7:30 यहाँ आइपुगेर बस्यौँ। हाम्रो हिजो झन्डै 12 घन्टाभन्दा बेसी हिँडाइरह्यो। यो स्थान चाहिँ दामोदर कुण्ड नजिकैको यो पाटी पौवा भएको स्थान हो। यो यहाँनिर चाहिँ यसलाई थाँटी भन्ने चलन छ। यहाँ 3 वटाको सङ्ख्यामा थाँटी छ, एउटा बनिने क्रममा पनि छ। यहाँबाट चाहिँ नजिकै एउटा डाँडा, सानो डाँडा पारी चाहिँ दामोदर कुण्ड अवस्थित छ र त्योभन्दा पछाडि 3 वटा अन्य कुण्डहरू छन्। तलबाट कालीगण्डकी नदी बगेर गएको छ, हुन चाहिँ यो हिमालबाटै बगेर आउँछ र दामोदर कुण्डलाई छोएर अगाडि बढ्छ। त्यो कारणले दामोदर कुण्ड एक प्रकारले चाहिँ कालीगण्डकीको मुहान पनि मानिन्छ। यहाँबाट चाहिँ तलतिर हेर्दाखेरि वरिपरि हिमाल भएको अवस्था छ, तर आज मौसम बिग्रिदियो, त्यो भएर हिमाल देख्न पाइएन। एकदमै यो एक प्रकारको डाँडा, सुक्खा डाँडाहरू। अहिले यतापट्टिको डाँडाहरू चाहिँ मेरो दाहिनेतर्फ चाहिँ यो हरिया डाँडाहरू छन् भने देब्रेतर्फ सबै फुङ्ग परेका फुस्रा डाँडा।

0: रहेको अवस्था छ।
1: यता पारी चिन नजिकको डाँडा हो, त्यता कोही पुग्न सक्दैन किनकि खोला तर्ने उपाय छैन। चाइनातर्फका चौरीहरू आएर चर्छन् त्यहाँ। यता एउटा घोडा देखिन्छ नेपालको, चार वर्ष अघि कसै गरी पारी पुगेको घोडा हालसम्म यता फर्किएको छैन रे। खाँटीमा थप निर्माण चल्दैछ। बागलुङ र रुकुमका भाइहरू यता काम गर्दैछन्। समग्र क्षेत्र यस्तो छ, बिहान उठेर छाक्रो परेर हेर्दैछौँ यहाँ वरपरानी। हामीभन्दा उचाइको यो भेग, यही अघि सानो डाँडा छ। यही डाँडा पारी ठुलो क्षेत्रमा घेराबारा गरी राखिएको स्थान छ। यही अवस्थित छ दामोदर कुण्ड। दामोदर कुण्डभन्दा थोरै अगाडि छ चक्रकुण्ड र दुध कुण्ड। कसैले यसलाई रक्तकुण्ड र तामाकुण्ड भन्ने गरेको पनि पाइयो। चक्रकुण्डको यो चक्र परबाट स्पष्ट देखिन्छ, गोलाकार चक्र नै छ कुण्डमा। निकै अद्भुत लाग्ने यो प्राकृतिक चक्र देख्दा छ। हामी अब मजाले घुम्नेछौँ दामोदर कुण्ड र अन्य कुण्डहरू। यही स्थानीय दाजुसँग भेट भयो, उहाँ पनि जानुहुनेछ हामीसँग। धाराका स्थानीय छिबी दोजे गुरुङ हामी साथै हुनुहुन्छ। दामोदर कुण्ड आसपास घुमाइदिनु हुँदैछ उहाँले हामीलाई। समुद्री सतहभन्दा करिब 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड, कालीगण्डकी नदीको शिर मानिन्छ दामोदर कुण्डलाई। हिन्दू धर्म अनुसार यहाँ आएर जलको स्पर्श गर्नाले मात्र पनि मुक्ति मिल्नेछ। दामोदर कुण्ड एउटा अद्भुत ठाउँमा अवस्थित असाध्यै ठूलो धार्मिक महत्व बोकेको स्थान हो। मुक्ति क्षेत्रको शिर दामोदर हिमाल र दामोदर कुण्ड हो। यस स्थानको चर्चा विभिन्न पुराणहरूमा हुने गर्छ। धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार दामोदर कुण्ड सेरोफेरोमा भगवान विष्णुको अतिप्रिय स्थान हो। सम्पूर्ण जगतको हित गर्ने हेतु यस स्थानमा कठोर तपस्या गरे विष्णुले। तत्पश्चात यहाँ ब्रह्मा विष्णु र महेश्वरले नै वास गर्न थालेका हुन्। एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्थे।
0: अहिले हामी समुद्री सतहभन्दा ठिक 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड या ओर्किरीमा अवस्थित छौँ। यो दामोदर कुण्ड हिन्दू मान्यता अनुसार चाहिँ यो कालीगण्डकीको मुहान, विष्णुको अवतार मानिने शालिग्राम शिलाको पनि यो उद्गम स्थल लगायत यसको धेरै महत्व त छँदैछ। त्यसै गरी बौद्ध धर्म अनुसार पनि यो ओर्किरी, यहाँ सिधै अगाडि हेर्दाखेरि हामीले बौद्ध चाहिँ जुन धर्मावलम्बीहरूले लामाहरूले लाउने टोपी छ, त्यो टोपीकै पहाड़को नमुना पनि यहाँ अगाडि हामी देख्न सक्छौँ। त्यसै गरी धेरै अगाडिदेखि चाहिँ यहाँ बौद्ध धर्मावलम्बीहरू आएर चाहिँ घुम्ने गर्नुहुन्छ। तर अहिलेको अवस्थामा हामीले देखिराख्दाखेरि चाहिँ हिन्दू धर्मावलम्बीहरू अत्याधिक बेसी आउनुहुन्छ, तर बौद्ध धर्मावलम्बीहरू चाहिँ न्यून या भनौँ आउँदै आउनुहुन्न। तर यहाँको स्थानीयहरूसँग हामीले बुझिराख्दाखेरि चाहिँ जति हिन्दू धर्मसम्म यसको महत्व छ, त्यस्तै महत्व चाहिँ बौद्ध धर्मसँग पनि सम्बन्धित छ यो स्थान। र एउटा अपेक्षा चाहिँ के भने, जसरी चाहिँ मुक्तिनाथ लगायत अन्य क्षेत्रमा एउटा धार्मिक सहिष्णुता छ, हिन्दू बौद्ध धेरै अगाडिदेखि मिलेर आएको हाम्रो एउटा इतिहास छ, त्यसै गरी यो स्थानमा पनि एउटा गुम्बा भइदिए चाहिँ कि यसले पनि आफ्नो पुरानो इतिहास जुन बौद्ध धर्म अनुसार लुकाएको छ त्यो चाहिँ उजागर हुन्थ्यो कि भन्ने चाहिँ एउटा अभिलाषा पनि रहेको छ।
1: यस ठाउँमा बौद्ध धर्मावलम्बीहरूको पनि आस्था रहेछ। मन्दिरका साथै यहाँ गुम्बा भइदिए बुद्ध धर्मावलम्बीहरूको भ्रमण हुने थियो कि भनी लख काट्नुहुन्छ स्थानीयवासी।
2: अब खालि हिउँदो मात्रै भएर हाम्रो जग्गा हिउँदो गर्दा त भएन सर, के अरे बुद्धको टोपी राख्नु पर्छ त्यहाँ होइन, त्यहाँहरू छ उतातिर गोराको काँटे छ, अलि अलि खोलातिर उहाँको पाराहरू सबै छ। हामी यहाँ बुद्ध बस्छले हाम्रो उर्किरी भन्नुहुन्छ कि सुन्दा उर्किरीमा चाहिँ अब ओ भन्नु त उहाँको लामाको बुद्ध धर्मको सबभन्दा सुरुको आशिष ओ भयो होइन, रि भनेपछि त अब पखाइ भयो कि त्यसै हो सर। पूजा पाठ त हुँदैन सर, हुँदैन अब बुद्धको अलिकति हिन्दू धर्महरूको धेरै चलन नभएर, अरू कहिले कहिले अब यस्तो जल्दै गयो भने त पूजा हुन सक्छ सर।
1: एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्थे। हाल पनि यहाँ स्नान गरे रोगव्याधबाट मुक्ति मिल्ने, विष्णुको सामिप्यता पाइने, पाप नाश हुने र अर्को जन्ममा सुख प्राप्त हुने विश्वास छ। यो क्षेत्रमा आउँदा मृत्यु भए वैकुण्ठ धाममा पुगिने विश्वास छ। रोचक कुरा त यदि मुक्तिनाथ या दामोदर कुण्डमा आफन्तको मृत्यु भए भारतीय तीर्थयात्रीहरू हर्षित हुन्छन् रे स्थानीयहरूबाट सुनेको हामीले।

0: हामी दामोदर कुण्डबाट अब अघि बढ्दैछौँ। माथि थप दुईवटा कुण्डहरू रहेका छन्। यो स्थान कति सुन्दर देखिन्छ, मन नै यसै शीतल हुने यहाँ घुमिराख्दा। यत्रो विशाल मरुभूमीय क्षेत्रहरू कटेर आउँदा यो 5000 मिटर उचाइको स्थानमा यति हराभरा स्थान देख्दा विश्वासै नलाग्ने। यहाँ यति नै सेरोफेरो मात्र स्वर्ग समान लाग्छ। दामोदर कुण्डमा भगवान विष्णुको बास छ। यहाँ गण्डकी देवी नदीको तपस्या अनुसार विष्णु गण्डकीको पुत्र शालिग्राम भएर बसेका हुन्। यो क्षेत्रमा अत्याधिक पाइने शालिग्रामलाई विष्णुको रूप मानिन्छ। यहाँ वरपरको काली नदी, हिमालहरू र विशेष गरी दामोदर कुण्ड क्षेत्र भगवान विष्णुको विचरण गर्ने मूल थलो मानिन्छ। दामोदर कुण्ड सेरोफेरोमा भौतिक ठूला मन्दिरहरू त छैनन्। एकजनाले हेलिकप्टरमा सानो मन्दिर ल्याएर स्थापित गरेका रहेछन्। वास्तवमै हिन्दू धर्मावलम्बीहरूको निकै ठूलो तीर्थ हो दामोदर कुण्ड।
1: दामोदर कुण्डबाट करिब 5 मिनट मात्रै अगाडि आउँदाखेरि थोरै दूरीमा नजिकै भनौँ, यहाँ दुईवटा अन्य कुण्डहरू छन् जसमा चाहिँ हामी देख्न सक्छौँ सबैभन्दा माथिल्लो चाहिँ चक्र कुण्ड। त्यहाँ चाहिँ माथिबाट हेर्दाखेरि चक्र जस्तै देखिन्छ आकृति, भने यो तल्लो चाहिँ दुध कुण्ड, यसको दुधकै जस्तो स्वरूप छ, सेतो छ पानी र यहाँ पानी तल बगेर फेरि सानो कुण्ड सानो भएको छ। यी कुण्डहरू त्यति ठुला चाहिँ छैनन्, सानो सानो आकृतिका छन्। अब यहाँदेखि वरिपरि केही टाढा फेरि अन्य कुण्डहरू छन्, तर यो जुन दामोदर कुण्ड क्षेत्रको प्रमुख कुण्डहरूमा चाहिँ हामीले दामोदर कुण्ड, चक्र कुण्ड र यो तलको दुध कुण्डलाई लिन सक्छौँ।
0: चक्र कुण्डभित्रको चक्र निहालेर हेर्यौँ हामीले, यो ढुङ्गाले बनेको चक्र त हुँदै होइन, हेर्दा लेउजै हो कि भन्न सकिन्छ, यही हो भने यकिन हुँदैन। धेरै पहिलेबाट यो चक्र यसरी नै अवस्थित छ, मानव निर्मित चक्र त हुँदै होइन। समय अनुसार भइरहने भू हलचलले पनि यी कुण्डहरूमा क्षति पुर्याएन। यो एउटा व्याख्या गर्न नसकिने चमत्कार नै हो। चक्र भए स्थानमा अन्य क्षेत्रभन्दा गहिरो छ र पानीमा त्यही तरङ्ग पनि छ।
2: अब हाम्रो यो दुईटा ताल देख्नु भएको छ है सरहरूले, होइन, यो दुईटा तालको तलको तालको नाम हामीले होमकुण्ड भन्छ हाम्रो भाषाबाट, माथिको कुण्ड त चक्र कुण्ड हो।
3: यो छेउछेउमा देखिएको मन्दिरहरू चाहिँ,
2: छेउछेउमा देख्ने मन्दिरहरू अब हिन्दूहरूले राख्नु भएर हेलिकप्टरमा दुःख गरेर उहाँहरूले राख्नु भएको मन्दिर हो। यो त पहिला पुरानै जलपट्टि जैलन हो, हामी जन्मेभन्दा अगाडि नै कुरा हो यहाँनिर, त्यतिखेर हामी जन्मेको थिएन होला, यहाँ पहिलाकै हो।
0: कुण्डकै छेउमा पूजा गर्ने स्थल छ, अस्थायी रूपमा मन्दिर छ यहाँ। याद रहोस् प्राय भक्तजनले यसै कुण्डलाई दामोदर कुण्ड पनि मान्नुहुन्छ, विशेष पूजा आज यही कुण्डमा गरिन्छ पनि। समग्रमा यी सबै दामोदर कुण्ड क्षेत्र नै हुन्। यता तल दामोदर कुण्ड, बीचमा केही खाली भाग छ, तलबाट कालीगण्डकी वन छ र यता चक्र कुण्ड र दुध कुण्ड अवस्थित छ। बौद्ध धर्मावलम्बीहरूले निर्माण गर्नुभएको छोर्तेन या माने डाँडामा अवस्थित छ।

0: माथि डाँडामा छोर्तेन भएछेउमै बौद्ध धर्मावलम्बीहरूले पूजा गर्ने स्थल छ। यहाँ वडा सदस्य ज्यू र मैले आफ्नै तरिकाले डोग्यौँ। यस ठाउँमा आएर मनका कुरा चिताए पुग्ने विश्वास छ। सम्पूर्ण मानव जातिको कल्याण होस्, विश्वमा शान्ति छाओस्, नेपालमा सुख आओस्, समृद्धि आओस्, शान्ति कायमै रहोस् मेरो मनदेखि कामना छ। लामाको टोपी जै देखिने पहाड यताबाट झन् स्पष्ट रूपमा देख्न पाइयो। हामी फर्केर दामोदर कुण्डतर्फ जाँदैछौँ। यहाँ बीचमा कुनै कुण्ड थियो सायद, हाल सुकेको जै देखिन्छ। दामोदर कुण्ड सेरोफेरोमा कुश भेटियो। अचम्मै लाग्ने यहाँ कुश उम्रेको देख्दा।
1: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु। जस्तो अहिले यहाँनिर चाहिँ हामीले यत्रो यो नाङ्गो डाँडाहरू काट्यौँ, मरुभूमि जस्तो बालौटे ठाउँ कट्यौँ, अब यो ठाउँमा चाहिँ कुश उम्रिन्छ। फेरि कुश चाहिँ मजाले प्रशस्त उम्रिन्छ। यो दामोदर कुण्डमा म छु, यो वरिपरि पनि कुश उम्रिन्छ। तर के छ भने तीर्थालुहरूले चाहिँ आएपछि अब कुशलाई चाहिँ चढाउने हुनाले चाहिँ यहाँ नजिकै चाहिँ अहिले चाहिँ कुश थोरै मात्रै हामीले खोज्दा मात्रै भेटिन्छ। यहीँदेखि अलिकति तलतिरपट्टिको यो पहाड छ जुन, त्यहाँ चाहिँ अहिले त्यति पर्यटकहरू जाने कामै पर्दैन, यतै आउनुहुन्छ। त्यो पर्वतमा चाहिँ कुशै कुश छ, फेरि प्रशस्त कुश छ, किनभने त्यहाँ त कसैले त्यो टिप्ने या

0: गर्दा पाएको छैन. यो चाहिँ एउटा रोचक कुरा यहाँ रहिआएको पनि छ. यहाँ प्रशस्त पुस्तन यहाँ पनि लामो लामो आएको छ. यहाँ तलको यो धारीहरूको बुस चाहिँ यो तीर्थालुहरूले चाहिँ चढाउनलाई चाहिँ लिएर गइसक्नु भएको छ. अचम्मै हो नि सर, यस्तो ठाउँमा कुस है. यता तल तातो ठाउँमा हुने चिज हो त्यो. यहाँ फल्नु भनेको चाहिँ या तल त्यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ अचम्मकै कुरो. तपाईँहरूको गाउँतिर पनि कुस हुँदैन नि, तल हुँदैन. यति एक उचाइमा हुन्छ फेरि, तपाईँको 3700 उचाइमा हुँदैन, 5000 मिटरको उचाइमा फेरि कुस हुन्छ. अचम्मै छ. दामोदर कुण्ड यात्रा गर्नु अघि केही कुराहरू विचार गरेर मात्र यात्रा सुरु गर्नुहोला. मुख्य कुरा त यहाँ ठाँटीहरू सधैँ सञ्चालन हुँदैनन्. जेठदेखि साउन महिनासम्म ठाँटी चल्छन् पहिले बुझ्नुहोला, नत्र फेरि बिजोगमा परिएला. आफ्नो स्वास्थ्य अवस्था हेरेर बुझेर मात्र यता आउनुहोला, किनभने 5200 र 5700 मिटर उचाइ पनि चान्सुन होइन, लेक लाग्न सक्छ. सबैले हिँडेर यात्रा गर्नु, भरसक घोडामा आउनु. हिँड्दा केही बढी सकस अवश्य पर्छ. यतातिर मोबाइल नेटवर्क चल्दैन, फोन सम्पर्क हुनै सक्दैन, त्यो पनि विचार गर्नुहोला. ठाउँ चिसो छ, तातो ज्याकेट र पानी परिहाले उति नै रेनकोट नछुटाउनु होला. आफूसँग पर्याप्त नगद राख्नुहोस्, यता अन्य कुनै माध्यम छैन, खासै पैसाको काम पनि छैन. घोडा शुल्क हाल रु 10000 बुझियो. घोडाले उकालो चढाउँछ, ओह्रालोमा आफै हिँड्नुपर्ने हुन्छ. घिउमा ठाटीबाट एकै दिनमा दामोदर कुण्ड पुग्नै पर्छ, फर्कदा एकै दिनमा झर्नै पर्छ, बिचमा बास छैन कतै. यता मानवीय संवेदना सहयोग इत्यादिको अपेक्षा नराख्नुहोस्, पैसा चल्छ अरू चल्दैन. घोडामा आउनु या फर्कनु मात्रको पनि उति नै शुल्क हो, फर्किन्छु मात्र भन्दा पनि उति नै लाग्नेछ. अन्य देखेका र भोगेका तर यहाँ भन्न नमिल्ने तितो अनुभव पनि छ. व्यक्तिगत सम्पर्क गरे भनौँला बरु. भिडियोलाई आज यहीँ टुङ्ग्यौँ. यति धेरै मेहनत गर्छौँ हामी, एउटा लाइक गर्नुहोला भिडियो मन परेमा चाहिँ. यस्तै ठाउँहरूको भिडियो अझै आउनेछन्. पूर्वी ब्लू च्यानल सब्सक्राइब गरिदिनुहोला. आजलाई भने सम्पूर्ण टिमसहित म सचिन पनि बिदा माग्छु. धन्यवाद. एउटा यस्तो यात्रा जहाँ हिँड्दै गर्दा तपाईँलाई थाहा हुँदैन म कुन देशको भूमिमा छु भन्ने. कहिले नेपालको पास्ता ताप्लेछु त कहिले भारतको सिक्किम, पत्तो नै नहुने कता हो कता. यसो हिँडिराख्दा दर्जनौ पोखरीहरू भेटिँदै जाने. पोखरीलाई नै सोध्न मन लाग्ने तिमी कुन देशका हौ भनेर. एउटै पोखरी दुईवटै देशमा पाइने तर अस्तित्व फरक.
1: हाँडी पोखरी हो, हाँडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ.
0: यात्रामा अनेक गोठ भेटिन्छन्, कुनै नेपालमा कुनै सिक्किम तर्फका. भुटिया दाजु बस्ने सिक्किमको गोठ पुग्नेछौँ हामी.
2: 10-12 वर्षदेखि नै पालेको, पहिला फुटबल हुँदाखेरि चाहिँ बाउको पालामा थियो, गाउँले नै थियो.
3: आमा यो चाहिँ कसरी, यो प्रविधि रहेछ त फेरि आगो पुग्ने त के भन्छ यसलाई?
4: यसले हाम्रो कुराबाट फिट्टा भन्छ, फिट्टा
3: फिट्टा
4: फिट्टा नेपाल कुराबाट फाटी. यताबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद. यहाँसम्म आइदिनु भएकोमा, सिक्किम सिक्किमलाई माया गरिदिनु भएकोमा.
0: लक्ष्य त सिक्किमको लक्ष्मी पोखरी पुग्ने हो, तर यसरी सल्लाह गरियो कुनै एक दिशामा हिँडियो. जता हिँडे पनि हुने, धेरै ठुलो क्षेत्र हो. ठाउँ ठाउँमा सीमा स्तम्भ भेटिन्छ. नाम मेटिन आँटेको दयनीय अवस्थामा हलिँदै गरेको नेपाल भारत सीमा स्तम्भ पाइन्छ.
5: लेखेको पनि मेटिने अवस्थामा भएको कारणले यहाँ साथीहरूले चाहिँ यसलाई अलिकति केही हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ. अब यसलाई अब अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ. तर हाम्रो तर्फको यो झन्डै मेटिनै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो.

0: हामी झापाबाट इलाम जिल्ला हुँदै पाथर र ताप्लेजुङको लेकहरू घुम्नलाई निस्क्यौँ। ताप्लेजुङ छिर्दै मेची राजमार्गलाई गणेशोकमा छोड्यौँ। थर्पूबाट कच्ची बाटो करिब 4 घण्टा गाडीमा कटायौँ र कालीखोला भन्ने स्थान पुग्यौँ। कालीखोलाबाट एक दिनमा नुनथला बस्यौँ, अर्को दिन तिम्बुङ पोखरी पुग्ने गरी नै हिँड्यौँ। तिम्बुङ छेउको यो रेड पाण्डा होटलमा हामीले रात बितायौँ र अब अगाडिको यात्रा सुरु गर्दैछौँ। आज
1: यो हामी भएको स्थान नै करिब 4250 मिटर उचाइमा छ र यहाँबाट थोरै उचाइमा तिम्बुङ पोखरी

0: आज मौसमले साथ दियो भने हामी त्यतैबाट लक्ष्मी पोखरी पनि पुग्नेछौँ। हेरौँ, हिजोसम्म चाहिँ मौसम एकदमै खराब थियो, पानी पर्ने हुस्सु लाग्ने भइरहेको थियो, आज बिहान चाहिँ मौसम सफा छ, आशा गरौँ हामी त्यहाँसम्म पुग्न सक्नेछौँ।
1: होटलबाट हामी अघि बढ्यौँ। तिम्बुङ दर्शन गर्नु अघि हाडी पोखरी पुग्नै पर्छ भन्ने मान्यता रहेछ। यो हाडी पोखरी नेपालतर्फको, भरे उता सिक्किममा पनि भेटिन्छ रे हाडी पोखरी। हाडी पोखरी दर्शन पश्चात थोरै उचाइ चढेपछि पुगियो तिम्बुङ पोखरी। समुद्री सतहभन्दा 4340 मिटर उचाइमा अवस्थित सुन्दर ताल तिम्बुङ पोखरीमा बन्दुक पड्किएको आवाज आउँछ र यसको पानीको निकास पनि अचम्म लाग्दछ। तिम्बुङ पोखरी क्षेत्रको अर्को विशेषता यो केन्जो फुल, अति आकर्षक टावर जै देखिन्छ यो दुर्लभ वनस्पति।
0: केन्जो या पदमचाल यसको दुईटै नाम छ, केन्जो पनि भनिन्छ पदमचाल पनि भनिन्छ, तर यो जुन फुल र यसको जरा दुईटाको नाम चाहिँ केन्जो र पदमचालको अवस्थाले चाहिँ बुझिन्छ। एकदमै ठुलो जडीबुटीको रूपमा पनि रहेको छ र यो लगभग यो जुन तिम्बुङ पोखरी क्षेत्र छ यो चाहिँ केन्जोको लागि एकदमै धेरै प्रख्यात क्षेत्र पनि हो। यो हामी एकदमै रेयर अर्थात् यो दुर्लभ वनस्पतिको रूपमा पनि लिन सक्छौँ। यो फुल हो एक प्रकारको वनस्पति नै हो भनौँ, यसको यो टावर जस्तो आकार हुन्छ र यो हामीले पारीको भित्तैभरि यो देख्न सक्छौँ। अहिले अलिकति केही समय बितिसक्यो, यो फक्रिएर चाहिँ पत्ता पात हुन्छ पछि त्यो अवस्थामा पुग्न आँटेको चाहिँ हामी देख्न सक्छौँ भने, अहिले पनि यद्यपि यो भदौको महिनाको अन्त्यतिर पनि यहाँनिर चाहिँ यसरी चाहिँ केन्जोहरू फुल फुलेको चाहिँ हामी वरिपरि प्रशस्त रूपमा चाहिँ भेटाउन सक्छौँ।
1: झट्ट हेर्दा अङ्ग्रेजी 8 आकारको तिम्बुङ पोखरी अति कम पर्यटकले भ्रमण गर्ने गन्तव्य हो। पोखरी आफैमा सुन्दर, यहाँ आइपुग्ने पदमार्गबाट देखिने दृश्यहरू अब्बल, यहाँ आउँदा बाटैभरि खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू खुलिसकेकाले अब यो स्थानले धेरै पर्यटक पक्का भित्र्याउनेछ। भ्रमणसँगै एउटा बिर्सन नसकिने सम्झनाहरू दिन्छ तिम्बुङ यात्राले।
0: हामी अब तिम्बुङ पोखरीबाट पनि अझ अघि बढ्यौँ। अबको हाम्रो गन्तव्य भनेको लक्ष्मी पोखरी। हामी तलबाट अलि धर्मरमै थियौँ, यदि मौसम खुल्यो भने अगाडि जाने, मौसम बिग्रियो भने त फेरि उपाय रहँदैन भन्ने थियो। मौसम केही बिग्रिँदै त छ, तर अहिलेसम्म चाहिँ यसो हेर्दाखेरि चाहिँ सफा नै भएको अवस्था छ। करिब 3 घन्टा हामीले लाग्छ छिटो हिँड्दाखेरि लक्ष्मी पोखरी पुगेर त्यहाँको दृश्यहरू हेर्छौँ भने, फर्केर फेरि यही बाटो हो। यही बाटो चाहिँ अब फेरि म्याराथन हुँदैछ, कसरी लेकमा चाहिँ मान्छेहरू कुद्नुहुन्छ अनि कसरी विजेताहरू घोषित हुन्छ, जहाँ चाहिँ यसरी हिँड्दै चाहिँ स्यास्या महसुस हुन्छ त्यहाँ चाहिँ कसरी चाहिँ मान्छेहरू धावकहरू चाहिँ कुद्नुहुन्छ, त्यो चाहिँ दृश्यहरू आउँदैछ। यो लेकमा कुदेको रमाइलो दृश्यहरू र यता सिक्किमतर्फको हाम्रो भूभाग नेपालको भन्दा पारी त्यहाँको चाहिँ सुन्दर पोखरीहरू धेरैवटा छन्, त्यो सबै दृश्यहरू हेर्दै हेर्दै यो लेकको जनजीवन गोठहरूको चाहिँ आनन्द लिँदै नै हामी अगाडि बढ्दैछौँ।
1: बिहान त मौसम सफा थियो, बिस्तारै तलबाट बादल थपिँदैछ, हामी थप उचाइ उक्लिने हो, आशा गरौँ त्यता मौसम सफा नै हुनेछ।
2: ल, हाम्रो मिसकल सर उहाँ चाहिँ एकदमै धेरै समस्यामा हुनुहुन्थ्यो हिजो, अहिले ठिक छ सर स्वास्थ्य?
3: अहिले एकदम ठिक सर।
2: यो 43-44 सय मिटरमा हिँडिराख्दाखेरि
3: एकदम रमाइलो छ,
2: हजुर,
3: नेचरहरू पनि एकदम सुन्दर ठाउँहरू छ।
2: अहिले स्यास्या भने हिजोको जस्तो त्यस्तो
3: होइन, हिजो बाटोमा पानीले अलिअलि भिजेर टाउको चिसो भएछ, राति टाउको चिसिरहेको थियो,
2: त्यति आएको त होइन,
3: होइन बिहान उठेर हिँडेदेखि एकदम
2: रमाइलो गर्दैछौँ।
1: हामी हाल पाँचथर जिल्लामा छौँ। तिम्बुङ पोखरी पाँचथर र ताप्लेजुङ सिमानामै थियो, अब यसअघि करिब 1.5 किलोमिटरमै पुगिन्छ नेपाल भारत सिमाना। हामी नेपाल भारत सिमानाबाट कहिले नेपाल कहिले भारत हुँदै नै अघि बढ्नेछौँ, गन्तव्य लक्ष्मी पोखरीलाई राखेर। यी यसरी ठडिएका ढुङ्गा मलाई चाहिँ मानिसले नै ठड्याएका हुन् कि झैँ लाग्यो, तर धेरै ठुलो क्षेत्रमा यसरी नै ढुङ्गाहरू उभिएका देखिन्छन्।
2: यो बाटो हिँडिराख्दाखेरि हामीले अत्याधिक रूपमा यस्तो यो ठडिएका ढुङ्गाहरू देख्यौँ, अब यसो हेर्दा लाग्छ यो त कसैले मानिसले नै यो ठड्याएका हुन्, तर हामीले यसो बुझ्दाखेरि यहाँ स्थानीयहरूले भन्दा पनि यी प्राकृतिक रूपमा ठडिएका ढुङ्गा हुन्। हामीहरू गोरेटो पनि अहिले चट्टानको बिच यस्तै ठडिएका ढुङ्गाहरू बिच नै गएको छ, साना साना चट्टानका चाहिँ पत्रहरू भएको ढुङ्गा छ, अर्थात् ठुलो चट्टान चाहिँ होइन, त्यसैको चाहिँ सानो भागहरू चाहिँ चुटिएर रहेको अवस्था, यो कुनै समयमा भएको भूसियाले चाहिँ चट्टानहरू सानो सानो अवस्थामा छन्। एकदमै रमाइलो वातावरण छ, एकदमै यो लेकको चाहिँ यात्रा धेरै रमाइलो भइरहेको अवस्था पनि छ। यो हामीले वरिपरि हेर्दा यसरी ठडिएका ढुङ्गाहरू यहाँ मात्रै होइन सम्पूर्ण क्षेत्रमा नै यसरी नै ठडिएको रूपमा देख्न सक्छौँ।

0: कतिपय ढुङ्गा त मानिसले छड्याउन नसक्ने बढेमानका पनि देखिन्छन्। वास्तविकता जे होस्, दृश्य चाहिँ उचित छ। यता समुद्री सतहभन्दा 4300 मिटर उचाइको यो भूगोल, सबैभन्दा उत्कृष्ट त यहाँ हिँड्ने पदमार्ग, ढुङ्गाको बगैँचा नै भन्न सकिन्छ यसलाई। हामी सबै दङ्ग पर्यौँ यस्तो स्थान आइपुग्दा। बिस्तारै हुसुले छोप्दै ल्यायो, बाटो पहिल्याउन पनि मुस्किल गराइदिन्छ बाक्लो हुसुले।
1: अहिले हामी पाँच थरमा छौँ कि ताप्लेजुङमा छौँ?
2: अहिले हामी यो पाँच थरको सेलेले भन्ने पोइन्ट हो। यो चाहिँ यो पोखरीबाट झन्डै 10-15 मिनट ओतिरपट्टिको एरिया हो। अनि सेलेले भन्ने ठाउँमा चाहिँ डाफे पनि बस्ने एरिया हो। तर अब अहिले चाहिँ यो उभौलीमा चाहिँ अलिक माथि भएको हुन्छ। अब फर्केर आउँदा चाहिँ
1: हिउँ पर्ने बखत,
2: हिउँ नै पर्दाखेरि चाहिँ फेरि तल अलिक तल झन् असोजको आसपासमा चाहिँ सेलेले आसपासमा चाहिँ बासै बस्छ डाफे चाहिँ। यो डाफे पाउने एरिया
0: भित्ता या भुइँ सबैतिर भदौरे फुलहरू फुलिरहेका। यो क्षेत्रमा यता कता कस्तुरी मृगहरू पनि चरिरहेको देखिन्छन् रे। यही फुलमाथि कस्तुरी बस्न रुचाउँछन् रे। यसलाई कस्तुरी फुल त्यसकारण भनिएको रहेछ।
2: यो चाहिँ कस्तुरे झार पनि भन्छ, अनि त्यस पछाडि सँगसँगै यसलाई भदौरे पनि भन्छ। भदौरे चाहिँ तपाईँको भदौमा फुल्ने भएर हजुर। यी कस्तुरे फुल चाहिँ किन भन्छ भने कस्तुरी चाहिँ भुइँमाथि बस्छ,
1: कस्तुरी मृग चाहिँ बस्ने। समग्रमा चाहिँ म चाहिँ यसलाई चाहिँ भुइँकुलहरू भन्छु होइन, तर यसको पनि त अब आफ्नो आफ्नो नामहरू हुन्छ।
2: यो चाहिँ धेरै यो हाम्रो यो अल्टिट्युडको नेपालमा धेरै भूभागमा पाइन्छ।
0: यस्तै फुल बगैँचा र हरियो चौरबिच नै गोरेटो बढेको छ। निकै रमाइलो महसुस हुँदैछ यस्तो बाटोमा हिँड्न पाउँदा।

0: पुरौमीमा चाहिँ यहाँको चौरी चाहिँ तल फालेलुङसम्म पुग्छ।
1: यो चाहिँ फालेलुङतिरकै चौरी हो,
0: फालेलुङ फलोटको एरियाको सस्ताको बोट हो, सस्ता नै चौरी हो। यो जति चौरीखेरि चौरी भन्दाखेरि यता चाहिँ यो उराङलाई पनि उठ्छ नि,
1: त्यो
0: चाहिँ डी डी
1: अनि प्योर चौरी।
0: प्योर चौरी
1: भाइ हुनुहुन्छ भित्र?
0: भाइ चाहिँ हाम्रो
2: के छ हौ यहाँ त, आमामा रेलो रहिरहेको पो रहेछ त।
0: के पुग्छ
2: हाम्रो थर्मस भर्न पुग्छ? पुग्छ होला, त्यसैलाई यसो म्यानेज गरी हेरौँ।
0: फुरा फल जस्तो देख्छु

0: छ, फर्किने केटा फर्किँदै पनि छ।
1: ए उम्लेको रहेछ कि पानी, यति भए त आज बाँच्यो नि त हामी। यहाँ अगाडि अब फेरि अर्को बोटहरू छ होइन, अनि तातो पानी भेटिँदैन, एटलिस्ट यति तातो पानी भयो भने हामी आजलाई पुर्याउँछौँ जसरी भए पनि
2: यो गोठ पुग्छ।
1: सिक्किमतिर पनि मान्छेहरू
2: गोठ छ, सिक्किम साइडमा पनि
1: हजुर,
2: अनि त्यहाँ

0: नजिकै अब आज हामीले धुत्ने चाहिँ एउटा मात्रै गोठा
1: ए त्यहीभित्र छुँदा त्यो धेरै नै गोठा अनि त्यो बोर्डरको नजिकै चाहिँ एउटा मात्रै गोठा
0: अनि हामी अब लक्ष्मी पुगेर घरतिर आएर त्यो गोठमा अनि खाजा यसो खाजा खाएर खाएर
2: गोठमा सिक्किमको गोठमा खाएर नेपाल छिर्छौँ त्यहाँदेखि पाथरको पहाडलाई सिक्किमतर्फबाट आएको हुस्ले छोप्दै खुल्दै गर्दैछ हामीलाई त सिमानाले सङ्कुचित बनाएको छ प्रकृति निर्वात स्वतन्त्र छ यही प्रकृति चाहिँ खुल्ला सबैतिर चार्न सक्दैन मान्छे हाम्रो सीमितता छ सकिँदैन यसलाई उछिन्न हाम्रो मनमा यस्तै यस्तै कुरा खेले भावुक पनि बनायो निकै कुनै एक स्थानमा होइन प्राय सबैतिर यसरी नै ढुङ्गाहरूकै नदी छ फुल सबैतिर उसै गरी भेटिन्छन् एउटा अलग दुनियाँ फरक संसारमा आए चाहिँ हुँदैछ

0: सर, यो फोनलाई चाहिँ के भनिन्छ?
1: अहिले चाहिँ हामीले माइकोपिला भेट्यौँ। हामीले यो माइकोपिला भन्ने एउटा जडीबुटी नै हो यो चाहिँ, अनि यो चाहिँ हामीले मेन चाहिँ काटेको ठाउँमा, आलो काटेको ठाउँमा, तपाईँको तत्काल काटेको ठाउँमा हामीले थोरै यो रुवा चाहिँ त्यहाँ प्रयोग गऱ्यौँ भने त्यो खुन रोप्ने काम चाहिँ यसले तत्कालै बन्द गरिदिन्छ। यो चाहिँ एकदम अचम्म तरिकाले
0: खुन रोप्ने काम बन्द गर्छ, खुन रोप्न खुन बग्ने काम चाहिँ बन्द,
1: खुन आउँदै गरेको अब ठुलो काटिएको छ भने पनि, अब धेरै ठुलो काटिएको छ भन्दा अलिक असम्भव हुन्छ, तर पनि त्यो बगिराखेको खुनलाई यसले चाहिँ झ्याप्पै रोकिदिने काम गर्छ।
0: यो दुर्लभै हो कि प्रायः
1: यो क्षेत्रमा चाहिँ पाइन्छ, तर अब खासै अरूतिर चाहिँ खासै थाहा भएको होइन। यो तोपेकोला एरियातिर पनि मैले देखाएको थिएँ। यो चाहिँ यसरी रुवा झिक्न सकिन्छ, यो फुल मार्नु परेन। हामीले यसलाई चाहिँ जुन हामीले अघि यो खुनलाई खुन बग्ने क्रम चाहिँ बन्द गर्ने भन्ने कुरा गर्थ्यौँ, यो रुवाले गर्ने हो। यो रुवा मात्रै पनि हामीले उखालेर यसलाई चाहिँ युज गर्न सकिन्छ।
0: यो सिधै बाटो चाहिँ कता गयो? हामीले त कुरेटो छोड्यौँ। अब हलातमा
1: कुरेटो छोडेर हामी चाहिँ अब यो जम्ला पोखरी बोर्डर एरिया सिक्किम साइडतिर लाग्दैछौँ। यो बाटै बाटो चाहिँ तपाईँको यो 4 किलोमिटरको नयाँ ट्रेल बनायो हो। यो चाहिँ 5 तर्फ हुँदै तपाईँको यो बाटो मचुडी गयो भने पाडे मेङ्गो मोड गइरी हुँदै तपाईँको मेजरको डाँडा हुँदै चिया भन्छ नि, त्यही डाँडा चाहिँ फलो गर्दै जानुहुन्छ भने हामी तल यो फलो सन्दकपुरसम्मको रुट कनेक्ट गर्न सक्छौँ।
0: त्यस कुरै त चाहिँ राम्रै गएको छ,
1: यो अलिकति तलसम्म चाहिँ राम्रै भएको छ, अनि त्यस पछाडि तल चाहिँ गाउँले गोठाले बाटो भएको छ।
0: त्यही यता सिक्किम लाग्यौँ,
1: सिक्किममा दसैँ पोखरी।
0: तिमी जाने के अरे 5 तारतिर, म जाने सिक्किमतिर भन्नुपर्छ है। गाइड राम्रो लानु भएको छ भने त
1: त्यो अलिकति यो यस्तै अँध्यारो भयो, पोखरियाबाट चुप्रुमा पसिन्छ त्यो अलिकति अँध्यारो। ए त्यस्तो छ है,
0: साथै तक्लो लाग्छ
1: चुप्रुङलाई त पसिँदैन होला,
0: पसिन्छ त्यो जग्गा, तर माथि नै छ नि,
1: हामी माथि भ्यू पोइन्ट मात्रै धुने। ए मतलब चुप्रुङै नपस्
0: तल तल पुग्नुहोस्, फेरि तलबाट एउटा बाटो आउँछ, त्यो बाटो आयो भने नपुग्छ, बाटो जानुभयो अब यो घुम्ने घटना चाहिँ यहाँबाट झाट घुम्ने चाहिँ यो बाटो नछोडी रहेछ, ओह्रालो लाग्नु पऱ्यो, एउटा बाटो यता उकालो आउँछ, त्यो चाहिँ फेरि जम्ने आउने अरे, हिँड्ने दाउका चाहिँ छिटो हुने भयो होइन।
2: टिम्बुङबाट 5 थर फर्किने टोलीले पानी मागी खानुभयो र बिदा हुनुभयो। उहाँहरू 5 थरतर्फ, अब हामी भने सिक्किमतर्फ नै उकालियौँ। अब केही उचाइमा नेपाल भारत सिमाना भेटिन्छ अरे। उसुले भने बर्बादै बनायो, अहिले झ्याप्प छोपेको छ, तर आशा गरौँ केही दिनमा फुल्नेछ मौसम। हामीसँग सिङ्गो दिन बाँकी नै छ अझै,

0: मौसम सफा नभएर केही देख्नै पाइएन।
1: हामी केही अगाडि बढेर यो 26 नम्बर पिलर नेपाल भारत सिमाना भए स्थानमा आइपुग्यौँ। यही तलतिर जुम्ल्या पोखरी छ। अहिले एकदमै मौसम चाहिँ प्रतिकूल भएको कारणले हामीले केही नै देख्न सकेको अवस्था छैन। यो पिलर हेर्दा पनि अलिकति जीर्ण अवस्थामा छ, यो हल्लिने अवस्थामा छ, अनि हाम्रो नेपाल तर्फको चाहिँ लेखेको पनि मेटिने अवस्था भएको कारणले साथीहरूले चाहिँ यसलाई अलिकति केही हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ। अब हामी यहाँबाट बिस्तारै अगाडि बढ्छौँ, यो क्षेत्रको भ्रमण गर्दै गर्दै सकेसम्म हामी लक्ष्मी पोखरी पुग्न प्रयास गर्छौँ। तर मौसमले चाहिँ हामीलाई अलिकति 10 मिटर अगाडिसम्म पनि देख्न नसकेको अवस्था चाहिँ त्यो अवस्था भइरहेको छ। अहिले हाम्रो यो नेपाल तर्फको चाहिँ झन्डै मेटिसकेको अवस्थामा भएको कारणले हाम्रो सर शुभ नाम सर
2: दुर्गापालमा उहाँ जनप्रतिनिधि पनि हो, नगरपालिका वार्ड नम्बर 4 निर्वाचित जनप्रतिनिधि पनि हो। जनप्रतिनिधि आफैले चाहिँ यो सिमानाको यो भोगिलास अवस्था देखेर यहाँ जे छ यो चाहिँ विशेष गरी महिलाहरूले श्रृङ्गार प्रयोग गर्ने साधनलाई उहाँले चाहिँ यो सिमानाको श्रृङ्गारका लागि प्रयोग गर्नुभएको छ। हेर्नुहोस् कति
1: अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ। तर हाम्रो तर्फको यो झन्डै मेटि नै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो।
3: पुरै किताब पनि नेपाल देखेर
1: यो त मजाले पानी पर्यो भने तर पनि एउटा मायाको रूपमा चाहिँ लिन सकियो किनभने अब हामीसँग भएको स्रोत साधन यहाँ महिलाहरू भएको कारणले लिपस्टिक मात्रै भयो, यो लेखमा अरू रङहरू हुने कुरो भएन, त्यो कारणले लिपस्टिक प्रयोग गर्थ्यो। होइन के पो गरेको छ
2: अनि यो पिलरमा चाहिँ झन्डै यति मान्छे चाहिँ सायदै
1: पहिलो भन्यो।

0: अब यात्रा लसी पोखरी तर्फको हाम्रो उसले चाहिँ केही देखिएको छैन सर
1: है एकछिन बस्छ
0: झोलामा छ खानेकुरा त तर अब यहाँ कहाँ खाने भन्ने
1: होइन
0: अगाडि
2: बिउ खाता अर्काको
1: होइन त्यहीको है त
0: अहिले हामी भारतको भूभाग खुवाएर हिँड्दैछौँ यो सिक्किमको पानी ढलोको यतापट्टिको क्षेत्र भएर करिब अब दुई अढाई घन्टा त लाग्ला बिस्तारो जाँदा लक्ष्मी पोखरी पुग्छौँ हेरौँ आशा गरौँ मौसम खुल्ला त्यहाँ बिचमा फेरि सिक्किमको गोठमा पसेर खाना खाने अथवा खाजा खाने पनि योजना छ आशा गरौँ यो हुस्से चाहिँ हटोस् तर हामी निरन्तर अगाडि चाहिँ बढ्ने नै छौँ
3: अब हामी भारततर्फको भूभाग भएर यात्रा गर्दैछौँ भारतको सिक्किम पर्छ यता यहाँ वास्तवमा प्राकृतिक सिमाना नै रहेछ पानी ढलो वाटरसेडको आधारमा पहाड़को एकातर्फको ढलान भारत अर्कोतर्फ नेपाल पानी पर्दा जता बहाव हुन्छ बहावले नै देश छुट्याउँछ
0: कति राम्रो ठाउँ रहेछ है तर बेला बेला यसरी खुलिदिन्छ वरिपरिको केही चट्टाने भूभागहरू देखिन्छ फेरि मौसमले धोका चाहिँ दिइरहेछ हेरौँ के हुन्छ
3: देश फरक भए पनि भूगोल उस्तै ढुङ्गा चट्टान पहाड उस्तै प्रकृति त्यही न हो मानिसले सीमा छुट्याएका नहुन् कति फरक छैन अघि नेपालको र यता भारतको दृश्यहरू केही पर गोठ देखियो सिक्किमको गोठ रहेछ त्यता यो भेगमा तल सिक्किमको कुनै ठाउँबाट आएर एकजना दाजुले चौरी गोठ बनाएर बस्नु भएको रहेछ हामी नेपाली सबै सिक्किमको यो मानवीय बसोबास भएको गोठ छिर्दैछौँ हामी साथै नेपालबाट आएको कुकुर पनि छँदैछ
4: खेदायो यार हाम्रो कुकुरलाई त इन्डियाको कुकुरले सिक्किमको कुकुरले नेपालको कुकुर खेदाइदियो
3: सिक्किमका पासाङ भुटियाको यो गोठमा उहाँको परिवार नै बस्नु हुँदो रहेछ आमा र छोरीका साथ उहाँ चौरी पालन गर्दै यतै धेरै जस्तो समय बिताउनुहुन्छ उहाँको घर चाहिँ तल सिक्किमकै गाउँमा रहेछ बुवाकै पालादेखि यसरी नै जीवनयापन चल्दैछ उहाँको
4: थङ्गा पानी।

0: हजुर
1: हामी यसो भिडियो गर्दै गर्दै
2: सोचिदिनु पऱ्यो नि
1: हजुर हजुर
2: तपाईँको त साह्रै हेर्छु त म त
1: धेरै धन्यवाद
2: धन्यवाद
1: सिक्किममा पनि हेरिदिनु भयो एकदम खुसी लाग्यो है हजुर
2: सिक्किममा म सर मेरो टाउन कति छ मेरो
1: ए है
2: तपाईँले एकपल्ट भेटौँ भने कहाँ
1: सोच्यो धेरै धेरै खुसी लाग्छ यो छङ्गा पानी
2: छङ्गा पानी
1: ए छङ्गा पानी यो छाँगै झर्दो रहेछ नि त
2: यहाँ यहाँनिर छ
1: ए तल छ भने झर्नै भएर झर्छ यो खोला
2: ए पोखरी छ
1: यो गोठ थाप्नु भएको कति भयो
2: सुन्नु त पैसा थियो
1: पुरानै हो
2: पुरानै हो तर बिचमा अलिकति खर्च भएर हो फेरि त्यसपछि अब परिवर्तन भएर अहिले दस बाह्र वर्ष भयो
1: दस बाह्र वर्ष भइसक्यो लु रिपोर्ट भित्र छिरेर हेरौँ त है म त यता हो
2: नमस्कार
1: धन्यवाद अझै हेर्नु होला यहाँको भिडियोमा आउँदैछ
3: सबैजनालाई फेरि पनि सिक्किममा स्वागत मेरो तर्फबाट ए हुन्छ हुन्छ

0: यो चोरी पालनलाई चाहिँ रोक लगाउने सरकारले निर्णय गर्यो। त्यस पछाडि चाहिँ चौरी मास्ने भइसकेपछि चाहिँ उहाँ चाहिँ फेरि नेपाल साइडमा गएर पनि चौरी पालन गरेरै
1: धेरै राम्रो
0: नेपालको चौरी ह्याङ भन्ने ठाउँमा गएर धेरै वर्ष त्यहाँनिर चौरी पालन गर्नुभयो,
1: चौरीलाई बचाउनु।
0: अनि फेरि त्यस पछाडि जब यता चौरी पाल्ने अनुमति पाउनु भयो यतापट्टि त्यो चौरी पालनलाई खुला गर्यो अनि फेरि आफ्नै
2: अहिलेको सरकारले
0: फर्केर आएर यसले चौरी पालन गरिराख्नु।
2: पालेको त पहिला 10-12 वर्षदेखि नै पालेको, पहिला
3: पुटफल
2: हुँदाखेरि चाहिँ बाउको पालोमा थियो, चौरी नै थियो। अनि त्यसपछि पाल्दै पाल्दै हामी गोडला दुईजना छौँ, अनि हामी दुईजना छौँ छोरीहरू, अनि छोरा बुहारीहरू उन्दै घर जोडै छौँ, उँदो छ।
1: हजुरको घर चाहिँ यहाँदेखि कति टाढा पर्छ?
2: मेरो एक दिनको बाटो हो, एक दिनको बाटो।
1: अनि चौरी चाहिँ अब तल सर्छन् कि अझै माथि सर्दै जान्छन्?
2: चौरी अब अन्तिम हिँड्ने सर्छ, अब यहाँ झर्दै झर्छ, एक दिन भर चाहिँ उन्दो उन्दो झर्दै जाँदै यता अब त्यो सन्दकपुरसम्म पनि जान्छ, फलोरसम्म सर्दै जान्छ। हजुर
3: कतिवटा
2: चौरी? 70 जस्तो छ हजुर। हजुर हजुर, त्यस्तै अब आधी जस्तोले दिन्छ, आधी चाहिँ अब थाहा लगाउँछ, कोही बेला भ्याउँछ अर्को सालमा, अर्को सालमा खोजेछ परिबन्ध हुँदै। दुध त बिक्री हुँदैन, यो घिउहरू बनायो, छुर्पीहरू बनायो,
1: छुर्पीहरूको चाहिँ माग राम्रै छ,
2: माग छुर्पीहरू राम्रै छ हजुर, त्यस्तै हजुर हजुर। अनि पहिला पहिलादेखि परे छैन, हामी यस्तो यस्तै अब पेसा गरेर अब अहिले एक दिन टाइम पास पनि हो यस्तो गर्दै, अनि कोही हिसाब मिलेर भेट्दै अन्त यस्तै छौँ।
1: यसै नेपालबाट घुम्दै आउने पर्यटकहरू पनि निस्किन्छ
2: पर्यटकहरू आउँछ हजुर, आउँछ नेपालको पनि आउँछ हजुर, चिन्जान भएपछि आउँछ, यहाँनिर खानु व्यवस्था यसो भएपछि
1: त्यतिकै चिन्जान नभएकोहरू घुम्दै घुम्दै पनि यता पुगेको छ कि छैन?
2: अनि त्यो पनि आउँछ हजुर।
1: कस्तो लाग्छ नेपाल?
2: एकदम आउँदा खुसी लाग्छ, एकदमै सबै जति नै आयो हामीलाई एकदम खुसी नै छ सबै जग्गाको।
1: कसैलाई यता मतलब सिक्किमतिर पो बस्छु भनेर मन लाग्यो भने यसो बस्ने व्यवस्था त छैन?
2: व्यवस्था त अब अप्ठ्यारो हुन्छ हजुर, हजुर आमा जानु परेको हुन्छ, हुन्छ एक दुई रात बस्दा त के सोचे परेन, सहयोग पाइन्छ, पाइन्छ हो त्यो पनि पाइन्छ। अब तपाईँहरू अब धेरै टाढोबाट आउनु भयो यस्तो, फेरि फेरि आइदिनुहोस्, अब एकदम खुसी, तपाईँको धेरै सम्झेको थियो, तपाईँको पहिला पनि धेरै हेरेको, यो जहाँ जहाँको लाउनु भएको नपर्यो।
1: आमा यो चाहिँ कसरी यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त के भन्छ यसलाई?
4: यसले हाम्रो कुराबाट फिट्टा भन्छ, फिट्टा
1: फिट्टा
4: फिट्टा, नेपाल कुराबाट फाटी।

0: भट्टी
1: यसको प्रयोग भनेको चाहिँ आगो फुक्नलाई
0: यो सुविस्ता हुन्छ।
1: यो केले परेको हुन्छ आमा? यो त झोला जस्तो देख्छु म त।
0: यो त खास गरी छालले बनाउँछ, अहिले छाल पाउनु छोड्यो, यो पालले बनाएको तिर्पाल गाडीले छालले बनाउँछ, मारेर बनाउँछ।
1: यसको मुख्य प्रयोग भनेको त आगो फुक्ने,
0: आगो फुक्ने मात्रै हो, त्यति मात्रै हो।
1: यो पहिलेदेखि नै हजुर चाहिँ गोठमा बसोबास गर्नुहुन्छ कि के कसो छ
0: हौ? अब हामी उहिलेदेखि नै पोस्तो पालेर पोस्यो, परै छैन, यस्तै पोस्तो पालेर पोस्यो।
1: ए, पहिले केटाकेटी हुँदा पनि गोठतिरकै बास्यो?
0: केटाकेटी हुँदै गोठतिर नै पोस्यो हो।
1: होइन, अर्को घरहरू पनि देखिएन नजिकै त? त्यो कहिले कहीँ त डर लाग्दैन
0: के? कोठ छ यहाँ तल भने, अहिले तपाईँ गहिरो लागेर नडेरेको छ, यहाँ तल छ, उत्तम छ, छ छ समाज। दुख बिमारी के भयो भने सब ग्रुपै छ।
1: तर अब फेरि आफ्नो घर पुग्नलाई त एक दिनै हिँड्नु पर्छ।
0: आफ्नो घर पुग्नलाई त अब बिहान गयो भने बेलुका त पुग्छ।
1: ए, भनेको तपाईँहरूलाई त्यस्तो अप्ठ्यारो छैन कि?
0: छैन, है त साह्रो पोल गयो भने यो फौजीले पनि सहयोग गरिहाल्छ।
1: ए, फौजीहरू पनि
0: आउँछ, बोला फोन
1: गरेर उनीहरूले पनि मदत गर्छन्?
0: गर्छ गर्छ, लाग्नु साथी गर्छ, दबाई पानीहरू सबै किन्छ।
1: अप्ठ्यारो चाहिँ के हुँदो रहेछ आमा यहाँ बस्दा, लेकमा बस्दा?
0: हामी त अप्ठ्यारो चाहिँ के छैन, तपाईँहरू आउनु भयो राम्रो भयो, फेरि पर्दैछ हामी छन् राम्रो।
1: कहिले काहीँ यसरी आउँदा खुसी लाग्छ?
0: खुसी लाग्छ।
2: तपाईँहरू उताबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद, यहाँसम्म आइदिनु भएकोमा, सिक्किमलाई माया गरिदिनु भएकोमा धन्यवाद।
3: धेरै
4: धेरै धन्यवाद।
5: हामी गोठबाट निस्क्यौँ र अघि बढ्यौँ। अबको गन्तव्य लक्ष्मी पोखरी। लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा अनेकौँ अन्य तालहरू भेटिन्छन् रे। प्राय ठुलै आकारका तालहरू छन् यता, तर ताल चाहिँ भनिँदैन यहाँ। सबै पानीका दहलाई पोखरी नै भनिन्छ यता। सबैजना अहिले सिक्किमको गोठ सम्बन्धी गफ गर्दैछ। हामी अचानक त्यहाँ पुग्दा गोठवासी निकै हर्षित हुनुभएको थियो, सपरिवार नै। कति राम्रो आतिथ्य थियो उहाँहरूको, यति प्रतिकूल वातावरणमा उहाँहरूसँग राम्रो गफगाफ गर्न पायौँ। हामी पनि निकै हर्षित भयौँ यहाँको यस्तो ठाउँमा यति मिठो सत्कार पाउँदा। गोठका सबैजनालाई फेरि पनि धन्यवाद। हामी उस्तैदेखि नै भूगोल छिचुल्दै अघि बढ्यौँ। गोरेटो जस्तो चाहिँ छ, तर त्यति स्पष्ट छैन, हिँड्नलाई अप्ठ्यारो छैन, जहाँ जतैबाट ढुङ्गा तर्किँदै हिँडे पनि हुने। यो स्थानमा एक्लै दुक्लै यात्रा गर्नु चाहिँ उचित हुँदैन, सबैतिर हेर्दा उस्तै देखिनाले हराउन सकिन्छ। अहिले अमीरजी हुनुहुन्छ हामीसँग र ढुक्क छौँ, नत्र यहाँ सजिलै रुमलिन सकिन्छ। एकजना जानकार व्यक्ति बिना यहाँ हिँड्न चाहिँ म सल्लाह दिन्न। लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा कतै लाम पोखरी पर्छ रे, हामी लाम पोखरीतर्फै बढ्दैछौँ अहिले। हामी समुद्री सतहभन्दा 44-45 मिटर उचाइमा होलाउँ हाल। निकै फरक अनुभव, अत्याधिक रोचक लागिरहेको छ यो यात्रा। यति निर्जन ठाउँ यहाँ हामी बाहेक कोही पनि मानिस भेटिँदैन। घर त हुने कुरै भएन, टाढा टाढा दूरीमा गोठहरू चाहिँ छन् रे। मानवीय चलपहल त शून्य प्राय नै छ। यहाँ रहेछ लाम पोखरी, निकै लम्बाइ भएको ठुलो पानीको दह, अगाडि विशाल चौर छ। लामपोखरीको दृश्य एक तहमाथि चढेर हेर्दा उत्कृष्ट देखिन्छ रे। हामी चट्टानको माथिल्लो तहतर्फ चढ्दैछौँ।
6: हामी बसेको खाजा खाएको गोठबाट मात्र चाहिँ 10 मिनट जति अगाडि हिँडिसकेपछि यो लामपोखरीमा हामी आइपुगेका छौँ। लामपोखरी लामो भएरै होला सायद यसलाई लामपोखरी नामाकरण गरिएको हुनसक्छ। यो चाहिँ सिक्किमको भूभागमा पर्छ, भारतको। लगभग हामी त हिँड्दै आउँदाखेरि कहिले नेपाल कहिले सिक्किम हुँदै नै हिँड्दैछौँ, तर अब यो भूबनोट उस्तै छ, मात्र एउटा पोलिटिकल बााउन्ड्रीले छुट्याएको भेग। तर हामीले त्यहाँ होटलमा चाहिँ अथवा भनौँ त्यो गोठमा चाहिँ गफहरू गरिराख्दाखेरि चाहिँ एकदमै यो सहृदयताको चाहिँ अनुभूति पायौँ। र यो ठाउँहरू हेर्दा लाग्दैन यो भारतको भनेर, किनभने अब भूगोल त्यही हो, अत्याधिक सुन्दर क्षेत्रहरू छन्, चाहे नेपाल होस् चाहे भारत होस्, प्रकृति त्यही हो,

0: र यो एउटा जुन मनमा आनन्द हुन्छ त्यो चाहिँ यो भेग चाहिँ हिँड्दाखेरि मात्रै पाइन्छ पूर्वको क्षेत्रमा. मैले यति राम्रो लेखहरू चाहिँ सायदै भेटेको थिइनँ यो हाम्रो पूर्वी क्षेत्रमा चाहिँ. र एकताल म रिकमेन्ड गर्छु, यदि यहाँहरू चाहिँ तिमुङ पोखरी आउनुहुँदैछ भने चाहिँ यो अहिले हामी हिँडेको बाटो लक्ष्मी पोखरी र यो लाम पोखरी अनि हाम्रो जुन जम्ल्या पोखरी थियो त्यो अगाडिको त्यो सबै भेगहरू चाहिँ एकताल भ्रमण अवश्य गर्नुहोस्.
1: उसले एकैछिनमा छोपिदिन्छ, एकैछिनमा खोलिदिन्छ दृश्यहरू. धन्न पानी चाहिँ परिहालेको छैन आज. हामी निरन्तर उचाइ नै चढ्दैछौँ. हाल अमीरजीले यहाँको भूगोलको वृत्तान्त बताउँदै जानुहुँदैछ. हाल हामी भएको स्थान भारतको सिक्किम नै पर्दो रहेछ. यता पर्यटक त्यति आउँदैनन् खासै. भारतीय सुरक्षाकर्मी बेला बखत सीमा गस्तीमा चाहिँ हिँड्छन् रे. आज हामी बाहेक अन्य कोही भेटिएकै छैन. अमीरजीले फेरि सचेत गराउनुभयो, अब हामी छुट्टिएर नहिँड्ने, बाटो अल्मलिन्छ एक्लै परियो भने. अमीरजीले यो भेगमा धेरै यात्रा गरेकोले उहाँलाई चाहिँ सबै भूगोल र बाटोहरू याद छ. नौलो मानिसका लागि त यो चक्रव्यूह नै हुनेछ. अझ आज उसु लागेकोले केही देखिएकै छैन. थोरै पर नै के छ ठम्ब्याउन सकिन्न कहिलेकाहीँ त.
2: ल, यो पर देखेको चाहिँ कान्छी पोखरी रहेछ है, तर अलिअलि मधुरो मधुरो देखिँदैछ.
1: हामी फेरि ढुङ्गेन बाटो भएरै उभियौँ. उचाइ निकै चढिँदैछ अहिलेसम्म. कति सुन्दर बगैँचा यो, प्राकृतिक बगैँचा. यस्तो भूगोलमा प्राकृतिक रम सम्मेलन कति कुशल देखिने. यी राता भदौरे फुल, कालो चट्टान, हरियो भुइँ, आज आकाश चाहिँ निलो देखिएन. हिँड्नलाई गोरेटो या बाटो नै चाहिँ नचाहिने. ढुङ्गेन भेगमा जसरी पाइरा चलाए पनि हुने. यसै हेर्दा गाई बस्तु गोठाला हिँड्ने गोरेटो पनि देखिन्छ कता कता.

0: यहाँ आएपछि अर्को पोखरी भेट्थ्यो। यो हाडी पोखरी रहेछ। नेपालतर्फ पनि हाडी पोखरी थियो। नाम एउटै तर दुईतिर नै पर्दो रहेछ फरक फरक हाडी पोखरी। कहिले उसले पुरै छोप्छ पोखरीलाई, कहिले सफा भएर खोलिदिन्छ पनि।
1: अहिले चाहिँ हामी लक्ष्मी पोखरीतर्फ जाँदै गर्दाखेरि चाहिँ बाटोमा चाहिँ हामीले सिक्किमको हाडी पोखरी, यो चाहिँ हाडी पोखरी हो। अब हाडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ। अब कस्तो छ भने तिम्बुङ दर्शन चाहिँ हाडी पोखरी दर्शन नगरी अपुरो हुन्छ, अधुरो हुन्छ भन्ने एउटा मान्यता छ उतापट्टि नेपालपट्टि। भने यतापट्टिको लक्ष्मी दर्शन गर्न आउँदै गर्दाखेरि पनि हाडी पोखरी चाहिँ, अब मौसम खुलेको बेलामा त बाटैबाट दर्शन हुन्छ, मौसम नखुलेको बेलामा चाहिँ अलिक देखिँदैन। र पनि अब हामी यहाँ छौँ, अहिले हाडीमा छौँ, अब थोरै मासतिर गर्छौँ हामी लक्ष्मी।

0: ठ्याक्कै यो मौसम चाहिँ कस्तो भइरहेको छ भने हामी हिँड्दै जान्छौँ, हामी सँगसँगै मौसम खुल्दै जान्छ। अब यो भेग जुन सेतो देखिँदैछ यो चाहिँ अहिले हामीले हेरेको हाडी पोखरी हो। ठ्याक्कै हामी बस्छौँ अनि खिची सक्छौँ अनि ठ्याक्कै पर्दा लाग्छ अनि फेरि अगाडि जान्छौँ फेरि खुल्छ। एकदमै रमाइलो भइरहेछ, एकदमै यो मौसमले पनि झिस्काइरहेछ हामीलाई। यो मलाई चाहिँ के लाग्यो भने एक प्रकारले त यो तहगत रूपमा पोखरीहरू रहेछन्, सायदै योभन्दा माथिको लस्सी पोखरीबाट पानीको निकास या झर्के देखिन्छ र हाँडी पोखरी बनिएको छ भने हाँडी पोखरीबाट तल झरेर चाहिँ लाम पोखरी बनिएको हो कि त भन्ने मेरो अनुमान रह्यो। किनभने एउटै तहमा यिनीहरू चाहिँ लेभल लेयर लेयरमा तह तहमा बसेका छन्। अब यहाँनिर चाहिँ अलिकति बेसी उचाइ भएको कारणले सास फेर्न नि अप्ठ्यारो छ, अलिकति हिँड्यो कि स्यास्या हुने अवस्था छ। हामी तिम्बुङ पोखरी भन्दा सायदै केही उचाइमा छौँ। मलाई यसै अनुमान गर्दा चाहिँ हामी 4500 या 4600 मिटरको बिचमा छौँ कि त भन्ने एउटा अनुमान छ। अब हामी केही अगाडि गइसकेपछि ठ्याक्कै लक्ष्मी पोखरीको दर्शन मिल्ने अवस्था छ।
1: अबको हाम्रो अन्तिम गन्तव्य यताको लक्ष्मी पोखरी। अब यही अहिलेको पहाडको अर्कोतर्फ गहिराईमा लक्ष्मी पोखरी अवस्थित रहेछ। यता सिक्किमको लक्ष्मी पोखरी लक्ष्मीको वासस्थल हो भन्ने बुझियो। तिम्बुङ पोखरीमा विष्णुको वास छ रे। यो क्षेत्रको ठूलो पोखरी चाहिँ लक्ष्मी पोखरी र तिम्बुङ पोखरी नै हुन्। अन्य दर्जन बढी पोखरी छन् केही साना आकारमा। यो भेग घुम्नलाई चाहिँ अत्यन्त रमाइलो हुने रहेछ। यता भारततर्फ त कुनै व्यवस्थित होटल छैन, तर नेपालतर्फ तिम्बुङ पोखरी नजिक होटल छ। तिम्बुङ पोखरी आउने एउटा प्याकेज नै रहेछ। यदि तिम्बुङ आउने

भने यो भेग घुम्न चाहिँ छुटाउनु हुँदैन पक्का। दिनभर यहाँ घुमेर बेलुकी बासबस्न नेपालतर्फको होटल सहजै पुग्न सकिन्छ। या त प्याकेज लिएर तिनमुङ र लक्ष्मी पोखरी दुवै घुम्नु, या त होटलकै जानकार व्यक्ति लिएर यता आउनु। तर एक्लै दुक्लै आफू खुसी चाहिँ यता नआउन फेरि सल्लाह दिन्छु म। यता सबैतिर उस्तै देखिन्छ, धेरै उचाइ भएकोले हुस्कु लागिरहन सक्छ, यहाँ आएर अलमल परियो भने अप्ठ्यारोमा चाहिँ परिन्छ नि। यहाँ यस्ता चुच्चे डाँडाका कैयन तहहरू छन्, एउटा कटेर अर्कोतर्फ जाँदा फेरि उस्तै नै आउँछन् भूगोल। ढुङ्गा या चट्टानको बनावट पनि उस्तै नै लाग्छ। ठाउँ चाहिँ यति गजबको छ भनेर साध्य छैन, दृष्टि आफै बोल्छ यस विषयमा चाहिँ। हामी अब लक्ष्मी पोखरी पुग्नै लाग्यौँ। साथीहरूको एउटा टोली अघि नै पुगिसकेछ पोखरी, हामी उहाँहरूलाई पछ्याउँदैछौँ। यति मनोहर वातावरणमा खुलेर मजा लिँदै अलि ढिलो गरेर हिँड्दैछौँ हामी। नेपालतर्फको कुनै गोठबाट हामीले पछ्याउँदै आएको कुकुर हामी साथै छ। यो हो लक्ष्मी पोखरी, निकै उत्कृष्ट र विशाल पनि। हामीभन्दा अघि आउने साथीहरूले लिनुभएको दृश्य यो। ठिक्क उसु हराएको बखत यस्तो देखिँदो रहेछ पोखरी। हामी पछाडि ढिलो गरी आउने साथीहरू यहाँ आइपुग्दा उसुले सबै छोपिदियो।

देख्न पाएकै छैनौ पोखरी अहिलेसम्म। यत्रो दुःख गरेर यहाँ आइसकेपछि पोखरी नहेरी फर्किने कुरै भएन। बरु घन्टौँ प्रतीक्षा गर्नेछौ, समय निकै बाँकी नै छ आज।

0: एकजना साथी तल जानुभयो पोखरी, फेरि एकैचोटि तल गएको छ कि के छ देखिएको छैन, हामी यसरी प्रतीक्षा गरिरहेको छौँ सबैजना साथीहरू, तर यतापट्टि खुल्याएको छैन, तर आकाश चाहिँ फेरि खुल्याएको छ र आशा गरौँ केही छिनमा खुल्छ कि। हामीले करिब झन्डै घन्टा भयो यहाँनिर पर्खेको, यो लक्ष्मी पोखरीको माथिल्लो भित्तामा यो सबै केन्जो पदमचाल भित्तैभरि देख्न सकिन्छ। यसरी नै यो चट्टानै भूमिमा प्रशस्त पदमचालहरू छन्। हामीले धेरै समयसम्म लक्ष्मी पोखरी खोलिदिन्छ कि भनेर प्रतीक्षा गर्यौँ, तर करिब एक डेढ घन्टासम्म पनि नखुलेपछि अब मौसमलाई हामीले जित्न सकेनौँ। अब वास्तवमा लक्ष्मी पोखरी चाहिँ यो यात्रा गर्दाखेरि यो भेगमा भेटिने एउटा ठुलो मध्येको पोखरी आकारको हिसाबले चाहिँ र महत्वको हिसाबले पनि यो भयङ्कर ठुलो चाहिँ महत्व बोकेको पोखरी हो। भनिन्छ लक्ष्मी पोखरी चाहिँ साक्षात देवी लक्ष्मीको चाहिँ बास रहेको स्थान हो। यो स्थानमा आएर दर्शन गर्दाखेरि चाहिँ धन लाभ हुने, अलिकति मनमा भएका चाहिँ इच्छा आकांक्षाहरू पूरा हुने एउटा चाहिँ विश्वास रहिआएको छ। हाम्रो धेरै समयको प्रतीक्षा पश्चात पनि पोखरी नखोलिदिएपछि हामीले पोखरीसँग नै माफी माग्दै यहाँबाट चाहिँ फर्किएर चाहिँ जानुपर्ने अवस्था रह्यो र हामी अब यहाँबाट फेरि फर्किएर तल जान्छौँ र त्यहाँबाट चाहिँ भोलिको लागि चाहिँ जुन एउटा तिम्बुङ क्षेत्रमा चाहिँ एउटा यो तिम्बुङ ट्रेल रन चाहिँ आयोजना भएको छ त्यसको चाहिँ फेरि दृश्यहरू राख्छौँ र लेकमा जहाँ चाहिँ हामीलाई सास फेर्न पनि मुस्किल हुन्छ त्यहाँ चाहिँ प्रतिस्पर्धीहरूले धावकहरूले कसरी चाहिँ प्रतिस्पर्धामा भाग लिनुहुन्छ र कुन चाहिँ एउटा क्षमता देखाएर चाहिँ दौड लगाउनुहुन्छ अबको हाम्रो दृश्य चाहिँ त्यो नै रहनेछ।
1: पोखरी यही छ भन्ने लक्षण चाहिँ बुझियो, धेरैले पोखरी हेर्न पाइएन, हुसु हट्ला भनेको जनथापिएर गयो, अब हामी तल फर्किनुको विकल्प छैन। हामी फर्किएर तिम्बुङ पोखरी छेउको होटलमा आयौँ, यहाँ खाना बस्नको राम्रो व्यवस्था छ, यो व्यवस्थित होटल नै हो। आज नयाँ दिन, मौसम सफा गरी खुलिदियो।
2: ठुलो भन्ज्याङको गोठ, ए यो तल देखिएको, ए कति चौरी गोठ हो नि, कतिवटा पो छन् चौरीहरू?
3: 40
2: चौरी, ए सबैले दुधहरू दिन्छन् कि घर?
3: मैले दिन्छ।
2: ए कति लिटर जस्तो आउँदो रहेछ चौरीको दुध?
3: 4 लिटर जति आउँछ
2: एउटाको, भनेपछि त धेरै पो हुन्छ त दुध त। ए अनि के बनाउनुहुन्छ त्यसमा?
3: 2 रुपियाँ बनाउँछ।
2: ए ए ए अनि कति अगाडिदेखिको रहेछ तपाईँहरूको यहाँ?
3: हाम्रो त 20 वर्ष जति पालेको।
2: 20 वर्ष भने
1: तिम्बुङ पोखरीको यतातर्फ अर्थात् हाम्रो नेपालतर्फ पनि चौरी गोठहरू छन्। एउटा गोठमा हामी छिरी हेरौँ, यहाँ दुध पनि पिउनेछौँ र दाजु हुनु रहेछ भने गफ पनि गर्नेछौँ।
4: तपाईँको चाहिँ गाईहरू छन् कि चौरी?
5: चौरी छन्।
4: मेरो चौरी गाई।
5: कति चौरी गाई छ?
4: मेरो
5: 25-26
4: जम्मै दही हुँदैन, बगाल चाहिँ त्यति छ होइन। अब मेरो पनि अहिलेको सिजनमा 18 ब्याउने उसमा, अब यो रोगले के भएर मेरो 9 मात्रै भइरहेछ अहिले।
5: रोग चाहिँ कुन लाग्छ यता?
4: रोग चाहिँ त्यही 29 भाइरस
5: लम्पी
4: अहिले थालाको हो। त्यसैले गर्दा चाहिँ अब सबैको

0: जस्तो अहिले ठाउँ भए वस्तु गोरु लाग्ने, गोरु लाग्दा कुनै नथामिने, कुनै तिन चार महिना भएपछि ऊ गर्भ फ्याँक्ने, फेरि त्यस्तो अवस्था भएर चाहिँ अहिले सबैको गोठमा अलिक कमै हुन्छ। अब आठ दसवटा त यो भने पनि छ सात मुन जस्तो छुर्पी हुन्छ, चार पाँच मुन घिउ हुन्छ,
1: दुध चाहिँ बिक्री त हुने कुरो भएन,
0: त्यो सिस्टम छैन यहाँ,
2: कता
0: लानु होइन। अब बाक्लो घर भए पो वरपर गरेर अब यहाँ छ महिना आठ महिना बस्ने भए पो व्यवस्थापन गर्नु डाइरी, अब कुनै ऊ फेसिलिटी बनाएर चिज बनाउनु, पनिर बनाउनु त पनि सम्भव छैन। पनिर बनाउँदा पनि मार्केट चाहियो, मार्केट छैन, बजार छैन,
2: तपाईँले जाने कुरो
0: भएन, अनि त्यो
2: भएपछि
0: नजिकमा त आउँछ, एक दिन लाग्छ, त्यो एक दिन त मजा कुहिन्छ, दुध कुहिन्छ, जाम छ, अब त्यो सम्हाले छैन, जति हाम्रो पनि घिउ छुर्पी मात्रै घिउ छुर्पी रहन्छ।
2: अनि यहाँ राज्यबाट केही त्यस्तो तपाईँहरूले सुविधाहरू पाउनु भएको छ कि अहिलेसम्म?
0: अहिलेसम्म छैन।
2: यो त किसानहरूलाई त विभिन्न तपाईँको बजेटहरू छुट्टिन्छ
0: होइन, अब बजेटहरू छुट्टिन्छ, अब छुट्यो भनेर माथिबाट घोषणा भएको रेडियोमा न्युजमा हेरिन्छ, तर हामीले अब त सेवा सुविधा लिने ठाउँमा गएर अब कागजात मिलायो, अब डकुमेन्ट केही मिलायो, अब मिलाएर अब हामी ती बसिरहने कुरा हुँदैन, साथीभाइलाई अराएर आउनुपर्छ, अराएर आउनुपर्दा कहिले म्याद गयो भन्छन्, कहिले तपाईँको त के मिलेन अब समय जान आँटो आउनु भन्छन्, अब त्यो हामीले गएर समय उ गरेर मिलाएर लिनै नपाइँदो रहेछ।
2: यहाँ आएर सोधिदिने पनि कोही छैन फेरि,
0: अब सोधिदिने हुन्छ न, भएपछि तपाईँहरू जस्तै पत्रकार हुन्छ, अरू हुन्छ नि
2: सोधिदिने,
0: त्यो त छैन, राज्यको निकाय त छैन अहिलेसम्म,
2: यहाँसम्म आउँदैन,
0: अब सोध्ने त होइन, अब हामीले गएर उही अब हाम्रो यस्तो व्यवस्था छ, हामी यसरी गर्दैछौँ, हामीलाई के सुम दिन सक्ने सहुलियत दिन्छ भन्दा अब त्यो अहिले छैन, अब पछाडि बजेट छुट्टिएछ, केही आएछ भने यसो सम्पर्क गरौँला भन्ने चलनै छ होइन। बिक्री हुँदैन,
2: जसको कारणले गर्दा मूल्य पनि त घट्यो होला,
0: मूल्य त घट्यो, अब पहिले लाख रुपियाँमा जाने चौरी अब अहिले पचास हजारमा जाँदैन,
2: पचास
0: हजार बिक्दैन, भनेपछि मूल्य कन्त घट्यो नि, अब पोहोरदेखि हाम्रो अलिकति छुर्पीको भए पनि घट्यो, अब बाहिर अमेरिका जान्थ्यो, अब डक्टरको रूपमा जान्थ्यो, अब अहिले आएर कतिवटा कम्पनीले चाहिँ अब यता नेपाली नक्कली शरणार्थी बनिएर जाने मान्छे चाहिँ टाटोबाट चाहिँ उही कम्पनी खोल्दै अरे, अब अस्ट्रेलिया र अमेरिकामा पशुपालक धेर अरे होइन, त्यहाँ भएपछि अब चार पाँचवटा कम्पनी अमेरिका र अस्ट्रेलिया हुँदाखेरि अमेरिकाको आधी बजार चाहिँ उहीको डक्टर उत्पादनले भ्याइदियो अरे, त्यो भ्याइदिएपछि अहिले जब छवटा कति कम्पनीमा तिनवटा कति कम्पनी चाहिँ ड्यामिसै भयो, त्यो कम्पनी लाँदै लगिँदैन, त्यो भएपछि कतिको माल अहिलेसम्म गोदामै ठप्प छ, अब कतिको चल्ने कति नचल्ने छैन होइन। अब हाम्रो चौरीको छुर्पी चाहिँ अलिक खाने रूपमा जाँदाखेरि अनि इन्डियातिर जाँदा पनि खानेमै जाँदाखेरि अब छट्टै उठेर जाँदा मान्छेले खानेमा जाने सम्भावनामा मात्रै छ।
3: हामीले दाजुको गोठमा बसेर धेरै समय बितायौँ, चिसो ठाउँ आगो ताप्दै यसै बस्न पनि रमाइलो भयो। हाम्रो देशमा वास्तविक किसानलाई राज्यले कहिले सम्बोधन गर्दैन, हरेक गोठ र यताका कृषकहरूको मुखमा यही पीडा भेटिन्छ नै।
4: आज बिहानै हामी यो भन्ज्याङको रेड पाण्डा होटलमा उठ्यौँ, अब आज चाहिँ यहाँनिर यो म्याराथनको तयारी हुँदैछ, सबै धावकहरू एकदमै तयारी अवस्थामा हुनुहुन्छ, तिमुङ पोखरीबाट सुरु हुने करिब 8 किलोमिटर लामो यो दौडको प्रतियोगितामा चाहिँ सिक्किमको पनि प्रतियोगीहरू आउनु भएको छ, नेपालको हुनुहुन्छ, गोठ चौरी गोठवासी हुनुहुन्छ भने अलिकति व्यावसायिक खालको धावकहरू पनि हुनुहुन्छ, अब यो लेगमा उहाँहरूले कसरी कुद्नुहुन्छ, को अगाडि को पछाडि र को विजेता हुन्छ, यहाँ विजेता प्रथम दोस्रो र तेस्रो हुनेलाई चाहिँ पुरस्कारको व्यवस्था पनि रहेछ, त्यो चाहिँ अब हामी हेर्छौँ यहाँनिर, हामी उहाँहरूसँग कुद्न त सक्दैनौँ तर बिचबिचमा साथीहरू हुनुहुन्छ, खिच्दै खिच्दै खिच्दै हामी तलसम्म चाहिँ उहाँहरूको चाहिँ दौडलाई चाहिँ निहाल्नेछ।
5: म्याराथन भनेर रन भनेर हाम्रो यहाँ तेन्बुङ पोखरी संरक्षण समितिले आयोजना गरेको र हामी पर्यटन कार्यालय काँकरभिट्टाले चाहिँ यसलाई चाहिँ के आर्थिक सहयोग गरेको र सहकार्यको रूपमा हामीले यसलाई नजिकबाट हेरिरहेका छौँ। यो डेस्टिनेसनमा चाहिँ सबैभन्दा महत्वपूर्ण काम भनेको चाहिँ यहाँको संरक्षण समितिले गरेको छ र उहाँहरूसँग सहकार्य गर्न पाउँदा हामी एकदमै खुसी भएको छौँ र यो हाम्रो सुरुवात हो। यो जुन अहिले रन म्याराथन भनेर हामी जुन सुरुवात भएको छ यो चाहिँ एउटा प्रारम्भिक काम हो। यसले यस्तो क्षेत्रहरू चाहिँ यो कोशी प्रदेशभित्र रहेका धेरै क्षेत्र धेरै डेस्टिनेसनहरूलाई चाहिँ हामीले अहिले सूचीकृत गरेका छौँ।
6: त्यसरी चाहिँ त्यहाँ अगाडि बढ्नुपर्ने भयो क्या?
7: चार
6: सय एघार यता छु, कोही छैन, कसलाई चाहिँ

0: सबैजना इच्छा थियो होला होइन
1: करु यहाँबाट तल पाङ्गासम्म 7.8 किलोमिटरको दूरी तपाईँहरूले पार गरेर त्यहाँ पुग्नु पर्नेछ। कति बेला पुगेर चाहिँ पाङ्गा पुगौ भन्ने छ, उपाधि कति बेला जितौ भन्ने छ, त्यो स्वाभाविक हो। तर त्यो स्वाभाविक कुरा अन्तर्गत तपाईँहरूले सबैभन्दा संवेदनशील भएर तपाईँहरूले 50,000 बराबरको त्यहाँ केही क्षति भयो भने, तपाईँहरूको शरीरमा कुनै चोट लाग्यो भने 50
2: तरिका सबै थाहा छ ढङ्गले बुझ्ने
1: सबैजना।
3: हामी सबै उत्साह भइरहेछ।

0: 等你。来来来来。我告诉我的事告诉我的事。我告诉我的事我告诉我的事。我告诉我的事我告诉我的事。我告诉我的事我告诉我的事。我告诉我的事我告诉我的事。我告诉我的事我告诉我的事。来上路的骨头位骨头位
1: 这边在看听到了是他们的地方
0: 我告诉我的时候你们的妈呀你们的妈呀拜拜拜好只有 risk 的时候你们的妈呀我告诉你们
2: तिमुङ पोखरी ट्रेल रन प्रतियोगितामा नेपाल साथै भारतबाट आएका तीन महिला सहित 30 जना धावकले भाग लिए करिब 8 किलोमिटर दूरी 33 मिनट 31 सेकेन्डमा पार गर्दै पाँचथरका विशाल राई प्रथम भए भारत सिक्किमका पिङ्सो नामग्याल भुटिया दोस्रो भए भने तिमुङ पोखरीकै चौरी पालक भरत बानिया तेस्रो भए हामीलाई 1-2 घण्टा भन्दा बढी लाग्ने दूरी उनीहरूले आधा घण्टामै तय गरे र प्रथमले 30,000 दोस्रोले 20,000 र तेस्रोले 10,000 साथमा ट्रफी प्राप्त गरे हामीलाई पनि यो दौड हेर्न अत्याधिक रोचक लाग्यो तिमुङ पोखरी र लक्ष्मी पोखरी यात्रा अविस्मरणीय रह्यो यहाँहरूलाई भिडियो कस्तो लाग्यो त प्रतिक्रिया कमेन्ट गरिदिनु सहित आजलाई भने म सचिन उपाने सहित सम्पूर्ण टिम बिदा मान्छु भिडियोको अन्त्यसम्म रहनुहुने सबैजनालाई धन्यवाद
3: झन्डै 50 स्क्वायर किलोमिटरमा फैलिएको यो सहरमा लगभग 20 लाख मानिसहरूको बसोबास छ यसको नाम सुन्ने बित्तिकै हामी ठुला बिल्डिङहरू प्राचीन मठ मन्दिर मानिसहरूको हुल्ड र वल्ला गल्ली गल्लीको त्यही ट्राफिक जाम फोहोरको डङ्गुर र लाखौंको संख्यामा यो सहर हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरूलाई कल्पना गर्छौ यो सहर नेपालमा पर्यटन उद्योगको प्रवेशद्वार हो र देश छाड्नेहरूका निम्ति निकासद्वार पनि यो सहर धनी वरिष्ठका लागि पैसा थाप्ने यन्त्र हो र गरिब दुखीका लागि गरी खाने थलो पनि यो सहर नेपालकै सबैभन्दा विकसित सहर हो र सबैभन्दा बढी जनघनत्व भएको सहर पनि यो हो हामी सबैको सपनाको सहर काठमाडौँ तर आजभन्दा करिब 250 वर्ष अगाडि काठमाडौँ केही फरक थियो ठ्याक्कै कस्तो थियो भनेर कुनै तस्विर या भिडियो त छैन तर इतिहासका विभिन्न पुस्तकहरू पढ्ने हो भने केही तथ्यहरू भेट्न सकिन्छ जस्तै काठमाडौँमा त्यो समय मल्ल राजाहरूले शासन गर्थे र राजा थिए जयप्रकाश मल्ल त्यति बेला काठमाडौँमा फ्याट फुटक केही थोरै घरहरू मात्र थिए तर त्यसको तुलनामा खेती योग्य जमिनहरू भने टन्नै थियो खुल्ला चौर अनगिन्ती सांस्कृतिक धरोहर र मठ मन्दिर ठूला दरबार र वास्तुकलाका उत्कृष्ट नमुनाहरू चारैतिर हरियाली डाँडा काँडा वनपाखा ठूलै घाँसे मैदान काठमाडौँ स्वर्गै थियो भन्दा फरक नपर्ला तर आज 250 वर्ष पछाडि काठमाडौँमा सबै कुरा फेरिएको छ तस्विर खोज्दै जाने हो भने 50 वर्ष अगाडिका केही तस्विरहरू भेटिन्छन् ती तस्विरहरूलाई अहिलेको समयसँग तुलना गर्नुभयो भने काठमाडौँ कति तीव्र गतिमा विकास भएको छ भन्ने कुरा प्रष्ट देखिन्छ विकाससँगै हाम्रो प्रकृतिको दोहन पनि त्यत्तिकै भएको देखिन्छ थोरै समयमै ठूला ठूला भवनहरू ठडिएका छन् र 50 वर्षको अन्तरालमै जनसङ्ख्या झन्नै 10 गुणाले बढेको छ तर एउटा कुरा भने

यो 50 वर्षमा फेरिएको छ, न त विगत 250 वर्षदेखि नै फेरिएको छ, र त्यो हो नेपालको राजधानी। पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि जित हासिल गरेको केही समय पछाडि विक्रम सम्वत 1826 चैत्र 12 गते काठमाडौँलाई आफ्नो राजधानी बनाउँछन् र काठमाडौँकै दहचोकमा बसी आफ्नो शासन चलाउँछन्। तर काठमाडौँ नै किन त, उनले काठमाडौँमा त्यस्तो के देखे जसले गर्दा आफ्नो जन्मभूमि गोर्खालाई नभएर आफूले भर्खरै जितेको राज्यलाई आफ्नो देशको राजधानी बनाइदिए? काठमाडौँलाई नै आफ्नो देशको राजधानी बनाउन उनी बाध्य थिए या यसमा उनको केही रणनीति थियो त? पृथ्वीनारायण शाहको त एउटा कुरा होला, तर 250 वर्ष पछाडि अहिले पनि देशको राजधानी किन काठमाडौँ नै छ त? किन कसैले यसलाई फेर्ने आँट गरेको छैन त? आउनुहोस् यो सबै विस्तारमै बुझ्ने कोसिस गरौँ आजको इन्डेप्थ स्टोरीमा। काठमाडौँको कुरा गर्नुभन्दा पहिला हामीले क्यापिटल शब्द बारेमा थोरै जान्नै पर्ने हुन्छ। क्यापिटल शब्द आफैमा एउटा ल्याटिन वर्ड क्यापुटबाट आएको शब्द हो, जसको अर्थ हेड अर्थात् टाउको हुन्छ। क्यापिटल सिटी कुनै पनि देशको एडमिनिस्ट्रेटिभ र पोलिटिकल सेन्टर हो। सुप्रिम कोर्ट, पार्लियामेन्ट र अरू थुप्रै गभर्नमेन्टल एजेन्सी देशको राजधानी भित्रै हुन्छ। त्यसैले प्राय सबै देशले आफ्नो देशको सबैभन्दा ठूलो सहरलाई नै आफ्नो देशको राजधानी बनाउने गरेका छन्। तर कुनै पनि देशको राजधानी मेनली यी चार फ्याक्टरहरूद्वारा चुज गरिन्छ: पोलिटिकल, हिस्टोरिकल, इन्फ्रास्ट्रक्चरल र इकोनोमिक एस्पेक्ट। प्राय सबै देशले यही नियमको पालन गरी आफ्नो देशको राजधानी छान्ने गर्छन्। उदाहरणका लागि हामीले इङ्ल्यान्डलाई लिन सक्छौँ। लन्डन इङ्ल्यान्डको राजधानी हो, तर त्यस अगाडि विन्चेस्टर र त्योभन्दा अगाडि कोलचेस्टर इङ्ल्यान्डका राजधानी थिए। अल्फ्रेड द ग्रेटको शासनकालमा विन्चेस्टरलाई देशको राजधानी बनाएर देशका केन्द्रीय सरकारका संस्थाहरू विन्चेस्टरमै सारिएको थियो। त्यो सहर लन्डनको नजिकै थियो। समय बित्दै जाँदा लन्डनमा पर्यटन उद्योगले ऱ्यापिड टर्न लिन थाल्यो, जसले गर्दा लन्डनमा व्यापार अचानक तीव्र गतिमा बढ्न थाल्यो। मुख्य गरी भेडाको ऊन तथा विभिन्न कपडा उद्योगले केही समयमै लन्डन सम्पन्न भयो। अब पर्यटन र व्यापार बढेसँगै लन्डनको आसपास पूर्वधारको पनि विकास हुन सुरु भयो, जसले गर्दा लन्डनको इकोनोमी केही वर्षमै दोब्बर भयो। यसरी लन्डनको इकोनोमिकल, इन्फ्रास्ट्रक्चरल र पोलिटिकल एस्पेक्ट हेरेर यसलाई इङ्ल्यान्डको राजधानी बनाइयो। पछि सन् 1666 द ग्रेट फायर अफ लन्डनका कारण लन्डनका धेरै संरचनाहरू तहस नहस भए। इभन दोस्रो विश्वयुद्धको बमबारीले पनि यो सहरलाई ठूलै क्षति पुर्यायो, तर त्यसको बावजुद पनि आज पनि लन्डन नै इङ्ल्यान्डको राजधानी छ। यसले लन्डनको इकोनोमिक र पोलिटिकल स्थिरतालाई दर्शाउँछ। तर कुनै कुनै देशहरूले आफ्नो देशको राजधानी धेरै नै अनौठो तरिकाले छान्ने गर्छन्, जस्तै कि ब्राजिल। ब्राजिलको राजधानी ब्राजिलिया हो, तर सुरुमा यसको राजधानी रियो दि जेनेरियो थियो। पछि रियो दि जेनेरियोको हो हल्ला र तटीय वातावरणबाट टाढा जाने र देशको केन्द्रलाई आफ्नो राजधानी बनाउने नियत सहित ब्राजिलले ब्राजिलिया चुज गर्यो। तर ब्राजिलिया सिटी पनि थिएन, यहाँ मानिसहरूको बसोबास नै थिएन, त्यसैले यसलाई कम्प्लिटली फ्रम स्क्रच यानि कि जिरोबाटै बनाउन सुरु गरियो। हुनेवाला राजधानीलाई पर्यटकीय सहरको रूपमा प्रचार गर्न ब्राजिलियालाई एउटा हवाईजहाज जस्तो आकार दिइयो, अनि विस्तारै संरचनाहरू बनाउँदै गएपछि त्यहाँ बसोबास गर्न मानिसहरू पनि माइग्रेट गर्न थाले। यसरी हेर्दा अरू कुनै अस्तित्व भएको सहरलाई आफ्नो राजधानी बनाउनुको साटो ब्राजिलले अर्कै रणनीति लिएर एउटा नयाँ ठाउँलाई आफ्नो राजधानी बनाएको देखिन्छ। अर्को लोकप्रिय उदाहरण हो अस्ट्रेलिया। क्यानबेरा अस्ट्रेलियाको राजधानी हो, तर यस अगाडि सिडनी र मेलबर्न मध्ये कुन सहरलाई आफ्नो देशको राजधानी बनाउने भन्ने बारेमा धेरै विवाद भए पछाडि अस्ट्रेलियन सरकारले अर्कै रणनीति ल्यायो। सिडनी र मेलबर्नको बीचमा रहेको सहर क्यानबेरालाई आफ्नो देशको राजधानी बनायो र यसलाई ग्रीन सिटी यानि कि हरियो सहर भनेर प्रचार गर्न सुरु गर्यो। अब यो त अस्ट्रेलियाको कुरा भयो, तर कुनै देशहरूले आफ्नो राजधानी एकदमै भिन्न तरिकाले छान्ने गर्छन्। उदाहरणका लागि हामीले जापानलाई नै लिन सक्छौँ। टोकियो जापानको राजधानी हो, तर पहिला जापानका सम्राट जुन सहरमा बस्ने गर्थे त्यही सहरलाई नै जापानको राजधानी मानिन्थ्यो। सन् 1868 भन्दा अगाडि जापानका राजा यानक्योमा बस्ने गर्थे, जसलाई आज कोट्यो भनेर चिनिन्छ। 1000 वर्ष भन्दा बढी समय क्योटो नै जापानको राजधानी थियो। त्यस पछाडि सन् 1868 जापान सरकार र सम्राटको महललाई एडोमा सारियो र त्यही एडोको नाम फेरेर टोकियो राखियो। यसरी हेर्दा जापानको राजधानी समयसँगै फेरिएको देखिन्छ। अब काठमाडौँको कुरा गरौं। काठमाडौँलाई नेपालको राजधानी किन बनाइयो, यो कुरा बुझ्नलाई हामी 18 शताब्दीमा जानुपर्ने हुन्छ, यानि कि आजभन्दा करिब 250 वर्ष अगाडि। काठमाडौँ उपत्यका

पहिला एउटा सिङ्गो राज्य थियो र यहाँनिर मल्ल राजाहरूले शासन गर्थे। तर मल्लहरू बीच आपसी मनमुटाव बढ्दै गए पछाडि उनीहरूले काठमाडौँ उपत्यकालाई तीन फरक राज्यमा बाँड्ने विचार गरे। काठमाडौँ यानि कि त्यति बेलाको कान्तिपुर, भक्तपुर यानि कि बादगाउँ र ललितपुर यानि कि पाटन, तिनै राज्यहरूमा मल्ल राजाहरूले नै शासन गर्ने गर्थे। काठमाडौँ उपत्यका बाढीसँगै मल्ल राजाहरू धेरै नै कमजोर बनेका थिए। यी हुन् जयप्रकाश मल्ल, काठमाडौँका अन्तिम मल्ल राजा। पृथ्वीनारायण शाहको पहिलो प्राथमिकता नै काठमाडौँमाथि जित हासिल गर्नु थियो, किनभने यसमा पृथ्वीनारायण शाहको अर्को नै रणनीति थियो। सिङ्गो नेपाल एकीकरण गर्न हिँडेका उनी अब आसपासका राज्यहरू पनि जित्ने सोचमा थिए। काठमाडौँमा उनले जित हासिल गरेको खण्डमा यो ठाउँ मुख्य राज्यहरूको केन्द्र हुने थियो र उनको एकीकरण अभियानमा यो ठाउँले मुख्य पात्रको रूपमा काम गर्ने कुरा उनले राम्रोसँग बुझेका थिए। यही क्रममा पृथ्वीनारायण शाहले तीन पटकसम्म लगाएर किर्तिपुरमाथि विजय हासिल गरे। त्यो क्रममा उनले प्रयोग गरेका इन्ट्रेस्टिङ रणनीतिहरूलाई समेटेर हामीले काठमाडौँ अट्याकको अनि युनिफिकेसनकै बारेमा अझै डिटेलमै भिडियो बनाइसकेका छौँ, पक्कै पनि हेर्नु भयो होला। देव उनले उपत्यका मध्येको सबैभन्दा शक्तिशाली राज्य काठमाडौँमाथि जित हासिल गर्छन्। काठमाडौँको हार भएको थाहा पाएसँगै भक्तपुरका राजा रञ्जित मल्ल र ललितपुरका राजा तेज नरसिंह मल्ल दुवैले पृथ्वीनारायण शाहका अगाडि हार स्वीकार गर्छन्। त्यस पछाडि नै पृथ्वीनारायण शाहले काठमाडौँको दहचोकमा बसी आफ्नो राज्य चलाउँछन्। तर काठमाडौँलाई नै केन्द्र बनाउनु पर्ने गरी काठमाडौँ त्यस्तो महत्वपूर्ण चाहिँ किन थियो त? यो बुझ्नलाई हामीले काठमाडौँको इतिहास बुझ्नु पर्ने हुन्छ। काठमाडौँको इतिहास 2000 वर्षभन्दा पनि पुरानो छ। काठमाडौँ मानिसहरूको बसोबास रहेको विश्वभन्दा सबैभन्दा पुरानो सहर मध्ये एक हो। यसको खोज दोस्रो शताब्दीमा मञ्जुश्रीले गरेका थिए। नेवारी र बुद्धिस्ट माइथोलोजीका अनुसार उनी एक भगवान थिए या भनौ बोधिसत्य। बोधिसत्य त्यस्ता व्यक्तिहरूलाई भनिन्छ जो मुक्तिको बाटोमा हिँडेका हुन्छन् या भनौ भगवान बुद्धको मार्गमा हिँडेका हुन्छन्। काठमाडौँ पहिला एउटा विशाल ताल थियो जसलाई नागदह भन्ने गरिन्थ्यो। मञ्जुश्रीले काठमाडौँलाई एउटा मानिस बस्न लागेको सहर बनाउने सोचले चोबारको डाँडानिर गएर तलवारले काटिदिएका थिए अनि त्यस पछाडि उपत्यकाको सबै पानी बगेर गएको थियो। अब केही धार्मिक ग्रन्थहरू अनुसार भने त्यसको केही समय पछाडि बनासुरा नाम गरेका एउटा राक्षस काठमाडौँ आएर फेरि चोबार बन्द गरिदिएका थिए र उपत्यकामा फेरि पानी भरिएको थियो। त्यो थाहा पाए पछाडि भगवान कृष्ण नेपाल आएर बनासुराको अन्त्य गरी उनले आफ्नो सुदर्शन चक्रले चोबार फेरि काटिदिएका थिए। काठमाडौँ फेरि रहन लायक बनेको थियो। अरू केही गाई गोठहरू पनि उनले आफूसँगै लिएर आएका थिए। तिनै गोठालाहरू मध्येका एक भुक्तमानलाई उनले काठमाडौँको पहिलो राजा बनाए र गोपाल वंशीय शासनको सुरुवात गरिदिए। समयसँगै काठमाडौँमा महिषपाल, किराँत, लिच्छपी, मल्ल जस्ता भिन्न भिन्न वंशहरूले शासन गर्न थाले। यसरी पनि काठमाडौँ हिस्टोरिकल्ली इम्पोर्टेन्ट हुँदै गयो। त्यसबाहेक काठमाडौँ पहिलादेखि नै एक ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी थियो। प्राचीन समयदेखि नै काठमाडौँ व्यापार, संस्कृति र प्रशासनिक क्षेत्रको महत्वपूर्ण केन्द्र थियो। काठमाडौँ किराँत वंशीय राजाहरूको समयमा तिब्बत र इन्डिया बीचको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मार्ग थियो। इन्डियाबाट आएका व्यापारीहरू यही बास बस्ने भएकाले काठमाडौँमा सधैँ बेग्लै प्रकारको उल्लास र रमझम हुन्थ्यो। सँगसँगै काठमाडौँ निवासीहरूले यसबाट आर्थिक लाभ पनि लिइरहेका थिए। भारतीय व्यापारीसँग राम्रो सम्बन्ध बनाएका नेवारहरूले बिस्तारै भारतको माध्यमबाट तिब्बतसँग व्यापार गर्न थालेका थिए। अब तिब्बतसँग नै राम्रो व्यापारिक सम्बन्ध बनाएका नेवारहरूले त्यहाँका स्थानीय उत्पादनलाई पनि निर्यात गर्न थाले। काठमाडौँ थोरै समयमा धेरै नै अगाडि बढिसकेको थियो। कला, कौशल अनि सांस्कृतिक धरोहरको धनी काठमाडौँ अब आर्थिक तवरबाट पनि धनी बन्दै थियो। त्यो बाहेक काठमाडौँको माटो एकदमै उर्वर थियो। यहाँ धान, मकै, कोदो, लसुन, बन्दा, काउली जस्ता अन्नहरू मनग्ग फल्ने गर्थे। त्यो बाहेक तोरी, उखु, कपास, बेसा र अदुवा जस्ता नगदे बालीहरू पनि फलाइने गरिन्थ्यो र यो कुरालाई काठमाडौँको बागमती, विष्णुवती र मनोहरा जस्ता नदीहरूको प्रत्यक्ष पहुँचले पनि सजिलो बनाउँथ्यो। किसानहरूलाई रायश्वरी नहरको माध्यमबाट खेतमा पानी पुर्याउन धेरै नै सजिलो भएको थियो। यसरी आफ्नो सहरलाई पुग्ने अन्न उत्पादन साथै विभिन्न नगदे बाली उत्पादन गर्नाले यहाँका किसानहरूले राम्रो मुनाफा आर्जन गरिरहेका थिए। यसरी थोरै समयमा काठमाडौँ नेपालको प्रशासनिक, आर्थिक र राजनीतिक केन्द्र बनिसकेको थियो। नेपालका अधिकांश सरकारी कार्यालय, राजदरबार, विदेशी दूतावास र अरू महत्वपूर्ण कार्यालय पनि काठमाडौँभित्रै बन्दै गए। काठमाडौँ संस्कृति, परम्परा, वस्तुकला र मानव सभ्यताका तवरले हेर्दा पनि सिङ्गो नेपालको राजधानीको रूपमा उचित देखियो। पृथ्वीनारायण शाहको एकीकरण अभियानभन्दा धेरै अगाडिदेखि नै काठमाडौँले भारत र तिब्बत बीचको व्यापारिक केन्द्रको रूपमा काम गर्थ्यो र दुवै देशसँग राम्रो व्यापारिक सम्बन्ध बनाइसकेको थियो। यसरी हेर्दा स्थानीय उत्पादनले बजार पाउने र बाहिरबाट सामान आयात गर्न पनि सजिलो हुने देखियो। अनि लोकेसन वाइज पनि काठमाडौँ

सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई समेत कड़ा चेतावनी दिँदै इरानलाई नयाँ हतियार प्रणाली उपलब्ध गराएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्। अमेरिकी गुप्तचर निकायहरूले आगामी हप्ताहरूमा इरानले चीनबाट तेस्रो देशको माध्यम प्रयोग गरी अत्याधुनिक हवाई रक्षा प्रणाली प्राप्त गर्न सक्ने संकेत पाएपछि ट्रम्पले यस्तो कड़ा प्रतिक्रिया दिएका हुन्। एकातिर इरानले अमेरिकी शर्तहरूलाई अत्यधिक कड़ा र एकपक्षीय भन्दै अस्वीकार गरेको छ भने अर्कोतिर चीनले हतियार आपूर्तिको मात्रा बढाएसँगै मध्यपूर्वको संकट अब झन जटिल र बहुपक्षीय सैन्य टकरावको दिशामा अघि बढ़ने संकेत गरिरहेको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृंखलामा हामी शान्तिवार्ताको आवरणमा बुनिएको कूटनीतिक षड्यन्त्र, हर्मुजमा अमेरिकी युद्धपोतको रहस्यमय मुभमेन्ट र इजरायलले वार्तालाई कसरी निष्कर्षविहीन बनायो भन्ने बारेमा विशेष चर्चा गर्नेछौ। पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको ऐतिहासिक फेस टू फेस वार्ता अन्तत 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुन पुग्यो। आइतबार एक पत्रकार सम्मेलन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताको नराम्रो खबर सुनाउँदै इरानसँग सहमति हुन नसकेको आधिकारिक जानकारी दिएका थिए। भान्सका अनुसार 21 घण्टासम्म निकै गम्भीर र ठोस छलफलहरू भए तापनि इरानले अमेरिकी रेडलाइन अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। इस्लामाबाद वार्ताका मुख्य मुद्दाहरू: अप्रिल 2026 पाकिस्तानको मध्यस्थतामा आयोजित इस्लामाबाद वार्ता 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुनुमा दशकौंदेखि बल्झिरहेका पाँचवटा मुख्य मुद्दाहरू बाधक देखिएका छन्। यो वार्ता केवल एउटा प्राविधिक छलफल मात्र नभई दुवै राष्ट्रको प्रतिष्ठा, सुरक्षा र अस्तित्वको लडाई बन्न पुग्यो। वार्ताको टेबुलमा सबैभन्दा पेचिलो बनेको पहिलो मुद्दा युरेनियम सम्वर्धन हो, जसमा अमेरिका र इजरायलले इरानको आणविक क्षमतालाई पूर्ण बन्देज लगाउनु पर्ने रेड लाइन अघि सारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त इरानभित्रै छिरेर युरेनियम जफत गर्ने जस्ता कड़ा चेतावनी समेत दिइरहँदा इरानले यसलाई आफ्नो वैज्ञानिक र ऊर्जा सम्बन्धी सार्वभौम अधिकार भन्दै कुनै पनि शर्तमा त्याग गर्न अस्वीकार गर्यो। यही वैचारिक टकरावका कारण वार्ताले शुरूआतमै ठूलो धक्का महसुस गरेको थियो। यसै गरी इस्लामाबाद वार्ताको दोस्रो मुद्दा इरानको मिसाइल कार्यक्रम र मध्यपूर्वमा उसको क्षेत्रीय सैन्य प्रभाव बन्न पुग्यो। वाशिङटनले इरानलाई आफ्नो लामो दूरीको ब्यालिस्टिक मिसाइल विकास रोक्न र हिजबुल्लाह, हमास तथा हुथी विद्रोहीहरूलाई दिइने सैन्य सहयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने बतायो। तर तेहरानका लागि यी सशस्त्र समूह र मिसाइल क्षमता नै इजरायल र अमेरिकाको सम्भावित आक्रमण रोक्ने मुख्य सुरक्षा कवच हुन् जसलाई त्याग्नु इरानका लागि आत्मसमर्पण सरह हुन सक्थ्यो। त्यसैले इरान अमेरिकाको यो प्रस्ताव स्वीकार गर्न तयार भएन। त्यसै गरी तेस्रो मुद्दाको रूपमा रहेको आर्थिक नाकाबन्दी र क्षतिपूर्तिले वार्तालाई झन जटिल बनायो। इरानले विशेष गरी युद्धका कारण आफ्नो देशको भौतिक पूर्वाधारमा पुगेको खरबौं डलरको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने र वर्षौंदेखि लाग्दै आएका सबै आर्थिक प्रतिबन्धहरू तत्काल हटाइनुपर्ने कड़ा अडान राख्यो। अमेरिकाका लागि युद्धको क्षतिपूर्ति स्वीकार्नु भनेको रणनीतिक रूपमा आफूलाई पराजित र नैतिक रूपमा दोषी मान्नु सरह हुने भएकोले अमेरिकी टोली यस मागबाट पछि हट्यो। चौथो र रणनीतिक रूपमा सबैभन्दा संवेदनशील मुद्दा हर्मुज जलडमरूको नियन्त्रण र त्यहाँबाट हुने कर असुली बन्न पुग्यो। विश्वको तेल आपूर्तिको लाइफलाइन मानिने यस जलमार्गमा इरानले आफ्नो पूर्ण अधिकार दावी गर्दै रियाल मुद्रामा कर असुल्ने कानून ल्याएको छ, जसलाई अमेरिकाले हटाउनु पर्ने माग गरेको छ। तर यता अमेरिकी मागको विरोध गर्दै इरानले आरोप लगाएको छ कि जुन कुराहरू अमेरिकाले युद्धबाट हासिल गर्न सकिरहेको थिएन अहिले वार्ताबाट त्यही कुरा खोज्न खोज्दा इस्लामाबाद वार्ता निष्कर्षविहीन बन्न पुगेको हो। इरानमा भित्रियो चीनको हतियार। इस्लामाबादमा जारी अमेरिका र इरान बीचको वार्ताको जटिल पृष्ठभूमिमा चीनको रणनीतिक प्रवेशले विश्व राजनीतिमा एउटा नयाँ र शक्तिशाली मोड ल्याएको छ। अमेरिकी गुप्तचर निकाय सीआईएले हालै सार्वजनिक गरेको एक गोप्य र सनसनीपूर्ण रिपोर्टले व्हाइट हाउस र सम्पूर्ण पश्चिमा जगतलाई स्तब्ध तुल्याएको छ। यस रिपोर्टका अनुसार जब अमेरिका र इरान वार्ताको टेबुलमा थिए ठिक त्यही समयमा चीनले

इरानलाई अत्याधुनिक र घातक सैन्य प्रविधि उपलब्ध गराउने प्रक्रियालाई तीव्र बनाएको छ। सीआईएले वाशिङटनलाई दिएको जानकारी अनुसार बेजिङले केही हप्ताभित्रै इरानलाई पूर्ण विकसित हवाई रक्षा प्रणाली र काँधमा राखेर प्रहार गर्न सकिने म्यान पोर्टेबल मिसाइलहरू ठूलो परिमाणमा हस्तान्तरण गर्ने तयारी पूरा गरेको छ। यसले इरानको रक्षात्मक क्षमतालाई अझ बलियो बनाउनेछ। हुन त चीनको यो सहयोग अहिलेको युद्ध शुरू हुनुभन्दा अघि नै भएका पुराना रक्षा सम्झौताहरूको निरन्तरता भए पनि अहिलेको समयमा चीनबाट यस्तो सहयोग तीव्र गतिमा हुनुले यसलाई विश्वका सैन्य विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। सीआईएका अनुसार चीनले प्रदान गर्ने यी प्रविधिहरू विशेष गरी इजरायली मिसाइल र अमेरिकी ड्रोनहरूलाई आकाशमै ध्वस्त पार्न सक्षम छन्, जसले गर्दा युद्धको मैदानमा इरानको आत्मविश्वास झन बढेको छ। अमेरिकाले इरानलाई कमजोर र एक्लो भएको दावी गरिरहँदा चीनको यो बलियो साथले इरानलाई वार्ताको टेबलमा थप शक्तिशाली त बनाएको छ नै, वार्ता निष्कर्षविहीन टुङ्गिनुमा यो पनि मुख्य कारण बन्न पुगेको छ, किनकि उसको पछाडि विश्वको अर्को महाशक्ति उभिएको अवस्थामा इरानले अब अमेरिकी दबावमा जुनसुकै शर्त मान्नुपर्ने बाध्यता छैन। चीनको यो प्रवेशले इस्लामाबाद वार्तालाई केवल दुई देश बीचको विवादमा मात्र सीमित राखेन, बरु यसलाई ग्रेट पावर राइभलरी अर्थात महाशक्तिहरू बीचको प्रतिस्पर्धाको एउटा कुरुक्षेत्रमा परिणत गरिदिएको छ। यति बेला अमेरिका र इजरायलका लागि इरानको यो बढ्दो सैन्य सामर्थ्य एउटा ठूलो टाउको दुखाईको विषय बन्न पुगेको छ। चीनले इरानलाई दिने यो सुरक्षा कवचले मध्यपूर्वको शक्ति सन्तुलनलाई स्थायी रूपमा बदल्न सक्छ। वार्ताको टेबुलमा बसिरहेका अमेरिकी प्रतिनिधिहरूका लागि अब इरानसँग मात्र होइन, बरु पर्दा पछाडिबाट खेलिरहेको चीनको प्रभावसँग पनि लड्नुपर्ने चुनौती थपिएको छ। हर्मुजमा युद्धपोत र लेबनानमा बमबारी। इस्लामाबादमा जारी वार्ताको सबैभन्दा जटिल र सामरिक महत्वको केन्द्रमा हर्मुज जलडमरूको विवाद बन्न पुगेको छ, जसले वार्तालाई निष्कर्षविहीन बनाउन मुख्य भूमिका खेल्यो। शनिबार इस्लामाबादमा शान्तिको मस्यौदा तयार भइरहँदा यता अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलडमरूमा आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस शान्ति पिटरसन परिचालन गरेर वार्तालाई भाड्ने काम गरेको थियो। अमेरिकाले इरानद्वारा बिछ्याइएका समुद्री सुरुङहरू सफा गर्ने बहानामा आफ्ना जंगी जहाजहरू पठाएर इरानको सामरिक पकडलाई चुनौती दिने प्रयास गरेपछि वार्ताको टेबुलमा बसिरहेका इरानी प्रतिनिधिहरू सशंकित मात्र भएनन्, बरु वार्ता नै भंग हुने अवस्थामा पुग्यो। जब इरानले 30 मिनटभित्र जहाज नहटाए मिसाइल आक्रमण गर्ने कड़ा चेतावनी दियो, त्यसपछि अमेरिकाले हर्मुज जलडमरूमा रहेका आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस शान्ति पिटरसनलाई त्यहाँबाट पछि हटाएको थियो। यता इजरायलको भूमिकाले वार्तालाई झन निष्कर्षविहीन र जटिल बनाउन आगोमा घिउ थप्ने काम गर्यो। जब इस्लामाबादमा सिज फायरका लागि गहन छलफल भइरहेको थियो, ठिक त्यही समयमा इजरायलले लेबनानमा भीषण हवाई आक्रमण जारी राख्यो, जसमा कैयौं निर्दोष नागरिकहरूको ज्यान गयो। इरानी टोलीले वार्ताको क्रममा इजरायली आक्रमण रोक्न बारम्बार माग गरे तापनि अमेरिकी प्रशासनले इजरायललाई नियन्त्रण गर्नुको सट्टा मौन समर्थन दिएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त सार्वजनिक रूपमै इरान विरूद्धको अभियान अझै नसकिएको भन्दै इरानको आणविक भण्डार र युरेनियम नष्ट गर्न जुनसुकै कदम चाल्ने धम्की दिए, जसले वार्तालाई निकै प्रभावित बनायो। यसरी अमेरिकाको सैन्य दबाव र इजरायलको निरन्तरको आक्रमण र इरानलाई चीनको रक्षा सहयोगले इस्लामाबाद वार्ता एउटा कूटनीतिक षड्यन्त्रमा परिणत हुन पुगेको छ। इरानले आफ्नो अस्तित्व र सुरक्षा कवच मानिने हिजबुल्लाह र हर्मुज जलमार्गमा कुनै पनि शर्तमा सम्झौता नगर्ने अडान लिएपछि अमेरिका बिना कुनै नतिजा फर्कन बाध्य भयो। इजरायलले लेबनानलाई युद्धको मैदान बनाइरहँदा र अमेरिकाले युद्धमा युद्धपोत परिचालन गरिरहँदा इरानले पनि आफू सैन्य रूपमा पछि नहट्ने स्पष्ट संकेत दिएको छ। अहिलेसम्मको अवस्था हेर्दा वार्ता केवल समय काट्ने र अर्को ठूलो युद्धको तयारी गर्ने एउटा बहाना मात्र साबित भएको छ, जसले गर्दा मध्यपूर्वको भविष्य अब कूटनीतिको टेबलबाट उम्किएर फेरि एकपटक युद्धको मैदानमा पुग्ने संकेत गरिरहेको छ। नयाँ शीतयुद्ध बन्दै मध्यपूर्व। इस्लामाबाद वार्ताको विफलता र पछिल्लो सैन्य घटना

क्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले नयाँ शीत युद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्य पूर्वमा आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छ भने अर्कोतिर चीन, रूस र इरान बीचको एउटा अनौपचारिक तर शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बुनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र सैन्य प्रविधि उपलब्ध गराउनले यो लडाई अब केवल दुई देश बीचको विवाद मात्र नरहेको प्रष्ट हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेड लाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र सामर्थ्य प्रदान गरेको छ, जसका कारण 21 घण्टाको सघन वार्ता पनि बिना कुनै निष्कर्ष टुङ्गिन पुग्यो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण देखिएको छ। युक्रेन युद्धमा व्यस्त भए तापनि रूसले इरानलाई आवश्यक खुफिया जानकारी र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ, जसले अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई निस्तेज पार्न इरानलाई मद्दत पुगेको छ। चीनको आर्थिक र प्राविधिक शक्ति, रूसको सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कड़ा पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब पश्चिमा शक्तिहरूको नियन्त्रणबाट फुत्किँदै गएको महसुस गर्न थालिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको धम्कीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरालाई थप प्रष्ट हुन्छ। सीधा भन्नुपर्दा इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ शक्ति समीकरणको ठूलो हात छ। अबको विश्व राजनीति कूटनीतिको माध्यमबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्य पूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीत युद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। इस्लामाबाद वार्ता कुनै ठोस निष्कर्ष बिना टुङ्गिएपछि अबको भविष्य कुन दिशामा मोडिएला भन्ने प्रश्नले विश्व राजनीतिमा गम्भीर संशय पैदा गरेको छ। वार्ताको विफलतासँगै इजरायलले लेबनान र इरानमाथि आक्रमण तीव्र पार्ने स्पष्ट संकेत दिइसकेको छ, जसले गर्दा यो युद्ध विराम कुनै पनि बेला भंग हुन सक्छ। अर्कोतर्फ हर्मुज जलमार्गको नियन्त्रण र त्यहाँ बिछ्याइएका बारूदी सुरुङ हटाउने विषयले अमेरिका र इरान बीच सीधा सैन्य टकराव निम्त्याउने जोखिम बढाएको छ। चीनबाट प्राप्त गरेको अत्याधुनिक रक्षा प्रणाली र नयाँ मिसाइलहरूको बलमा अब इरानले अमेरिकाको रेड लाइनलाई चुनौती दिने सम्भावना बलियो छ। त्यसैले अब प्रश्न यो होइन कि वार्ता किन असफल भयो, बरु मुख्य प्रश्न त यो हो कि के महाशक्ति राष्ट्रहरू साँच्चै शान्ति चाहन्छन् वा हर्मुजको यो निलो पानीमा उनीहरू फेरि एकपटक विश्व अर्थतन्त्रलाई डुबाएर आफ्नै साम्राज्य खडा गर्ने दाउमा छन्। दर्शकवृन्द, तपाईलाई आजको यो श्रृंखला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृंखला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि संवेदनशील मानिने हर्मुज जलसन्धि यति बेला एउटा यस्तो टाइम बम बनेको छ, जसले कुनै पनि क्षण विश्व अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ। इरानले यो अन्तर्राष्ट्रिय जलमार्गलाई आफ्नो निजी सम्पत्ति र सार्वभौम क्षेत्र घोषणा गर्दै जहाजहरूबाट टोल ट्याक्स असुली गर्न थालेपछि मध्य पूर्वको तनावले नयाँ र खतरनाक मोड लिएको छ। इरानको यो कदम केवल राजस्व उठाउने प्रयास मात्र होइन, बरु यो परमाणु बम भन्दा पनि शक्तिशाली एउटा यस्तो भू राजनीतिक ब्रह्मास्त्र हो, जसको एउटै निर्णयले विश्वभर ऊर्जाको हाहाकार मचाउन सक्छ। तर
अमेरिकाले इरानको यही ब्रह्मास्त्र तोड्ने प्रयास स्वरूप यति बेला आफ्ना भीमकाय युद्ध पोताहरू र विमानवाहक जहाजहरू पर्सियन

गल्फमा तैनात गरिरहेको छ, जहाँ कुनै पनि बेला भयानक युद्धको शङ्खघोष हुन सक्छ। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी चीन र रूसको आडमा इरानले अमेरिकालाई दिएको खुल्ला चुनौती र हर्मुज जलमार्गको नियन्त्रणका लागि शुरू भएको नयाँ सिप युद्धको खतरनाक मोडका बारेमा विशेष चर्चा गर्नेछौ। रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलसन्धिमा इरानले यति बेला आफ्नो नियन्त्रणलाई नयाँ र आक्रामक ढंगले परिभाषित गर्न खोजिरहेको छ। इरानको दावी छ कि यो जलक्षेत्र कुनै अन्तर्राष्ट्रिय खुल्ला समुद्र होइन, बरु यो इरान र ओमानको पूर्ण सार्वभौम सत्ता अन्तर्गत पर्ने जलक्षेत्र हो। यसै तर्कलाई आधार बनाएर इरानले अहिले हर्मुज भएर आवत जावत गर्ने व्यापारिक जहाजहरूबाट टोल अर्थात पारवहन शुल्क असुली गर्न थालेको छ। विश्वको झण्डै एक तिहाई तेल ढुवानी हुने यो साँगुरो मार्गमा शुल्क लगाउनु भनेको इरानले विश्व अर्थतन्त्रको नाडीमा आफ्नो बलियो पकड जमाउनु हो। जसरी कुनै देशले आफ्नो राष्ट्रिय राजमार्गमा टोल असुली गरेर राजस्व बढाउँछ, इरानले पनि त्यसै गरी हर्मुजलाई आफ्नो आर्थिक मेरुदण्ड र कूटनीतिक बार्गेनिङ चिपको रूपमा प्रयोग गरिरहेको छ। इरानले हर्मुजमा आफ्नो पकड बलियो बनाउन ओमानतर्फको पुरानो मार्गमा समुद्री माइनहरू बिछ्याएसँगै त्यो मार्ग असुरक्षित भएकोले यति बेला सबै जहाजहरू इरानी सीमाको अझ नजिक रहेको नयाँ मार्गबाट हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ। यो नयाँ मार्ग अहिले पूर्ण रूपमा इरानी रेभोल्युसनरी गार्ड्सको प्रत्यक्ष निगरानीमा रहेको छ, जहाँबाट पार हुन अब हरेक जहाजले इरानको स्वीकृति लिनुपर्नेछ। यदि इरानले यो मार्ग बन्द गरिदियो वा नियन्त्रण अझ कडा बनायो भने विश्व अर्थतन्त्रमा ठूलो सुनामी आउन सक्छ। अहिले अमेरिका र इजरायल इरानले उठाएको यही टोल ट्याक्स टुलुटुलु हेरेर बस्न बाध्य भएका छन्। इरानलाई राम्रोसँग थाहा छ यो उसको यसो ब्रह्मास्त्र हो जुन परमाणु बम भन्दा पनि शक्तिशाली छ। यसैको बलमा इरान अहिले आफ्नो शर्तमा अडिग रहन सकेको हो। यदि इरानसँग हर्मुज जलडमरू हुँदैनथ्यो भने अमेरिका र इजरायलले इरानलाई धेरै अघि नै घुँडा टेकाइसकेका हुन्थे। ट्रम्पको नयाँ रणनीति। डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी विदेश नीतिमा एउटा अत्यन्तै कठोर र आक्रामक रणनीतिको उदय भएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले भेनेजुएला स्टाइल ब्लकेटको संज्ञा दिएका छन्। ट्रम्प प्रशासनले अब इरानलाई सैन्य रूपमा मात्र होइन बरु आर्थिक रूपमा पूर्णत घाँटी निमोठेर आत्मसमर्पण गराउने योजना बनाएको छ। विगतमा अमेरिकाले भेनेजुएलाको तेल निर्यातलाई ठप्प पारेर त्यहाँको अर्थतन्त्रलाई धराशायी बनाए झैं अब इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग आइल्याण्डलाई निशाना बनाउने तयारी गरिरहेको छ। ट्रम्पले स्पष्ट संकेत दिएका छन् कि यदि इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्न खोज्छ भने अमेरिकाले आफ्ना शक्तिशाली युद्धपोतहरू प्रयोग गरेर इरानको तेल आपूर्ति र व्यापारलाई संसारबाट पूर्ण रूपमा विच्छेद गरिदिनेछ। यस रणनीतिको मूल उद्देश्य इरानले कर उठाएर वा तेल बेचेर कमाउने राजस्वलाई शून्यमा झार्नु हो, जसले गर्दा तेहरान आर्थिक रूपमा टाट पल्टिएर अमेरिकी शर्तहरू मान्न बाध्य होस्। यस रणनीतिलाई कार्यान्वयन गर्न अमेरिकाले समुद्रमा आफ्नो शक्ति प्रदर्शनलाई उत्कर्षमा पुर्याएको छ। हालैको सैन्य मुभमेन्ट अनुसार अमेरिकाले हाइफा क्षेत्रबाट आफ्नो शक्तिशाली एयरक्राफ्ट करियर यूएसएस जेराल आर फोर्डलाई पर्सियन गल्फतर्फ मोडेको छ। त्यसै गरी यूएसएस अब्राहम लिंकनको सो क्षेत्रमा पहिलेदेखि नै तैनात छ भने जर्ज डब्ल्यू बुस र यूएसएस बक्सर जस्ता भिन्काए युद्धपोतहरू पनि सोही दिशातर्फ अघि बढ़िरहेका छन्। यो व्यापक सैन्य तैनाथीको अर्थ के हो भने अब अमेरिकाले इरानको तटवर्ती क्षेत्रमा एउटा अवैध पर्खाल खड़ा गर्नेछ। यदि इरानले हर्मुज जलमार्ग बन्द गरेर विश्वलाई धम्क्याउन खोज्यो भने अमेरिकाले प्रत्युत्तरमा इरानबाट निस्कने एउटा पनि तेल ट्याङ्करलाई चीन वा भारतसम्म पुग्न नदिने गरी इकोनोमिक ब्लकेट लगाउनेछ। यसले इरानको मुख्य आर्थिक मेरुदण्डलाई नै भाँचिदिने र उसलाई अन्तर्राष्ट्रिय व्यापारबाट पूर्णत अलग्याउने देखिन्छ। ट्रम्पको यो रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक र दण्डित गर्ने प्रकृतिको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत स्पष्ट पारेका छन् कि इरानले आफूलाई कर उठाउने मालिक छाने पनि वास्तवमा ऊ अमेरिकी घेराबन्दीमा परिसकेको छ। अमेरिकाले अब इरानको तेल खरिद गर्ने राष्ट्रहरूलाई समेत कड़ा चेतावनी दिने र ती राष्ट्रहरूसम्म पुग्ने आपूर्ति मार्गलाई नै सैन्य नियन्त्रणमा लिने तयारी गर्दैछ। यो भेनेजुएला

मोडलको सफलताका लागि अमेरिकाले आफ्नो नौसैनिक श्रेष्ठतालाई पूर्ण रूपमा उपयोग गर्नेछ। यदि खर्ग आइल्याण्डबाट हुने तेल निकासी बन्द भयो भने इरानको वार्षिक अर्बौं डलरको आमदानी गुम्नेछ, जसले गर्दा इरानभित्रै जनविद्रोह वा सैन्य मनोबल कमजोर हुने ट्रम्पको आंकलन छ। त्यसैले ट्रम्पको यो भेनेजुएला स्टाइल नाकाबन्दीले मध्यपूर्वको द्वन्द्वलाई एउटा नयाँ र खतरनाक मोडमा पुर्याउन सक्छ। आजसम्म इरानले हर्मुज जलमार्गलाई अमेरिका विरूद्ध हतियारको रूपमा प्रयोग गर्दै आएको थियो, तर अब अमेरिकाले सोही हतियार इरान विरूद्ध नै प्रयोग गर्ने योजना बनाएको छ। यदि अमेरिकाको यो रणनीति सफल भएमा इरानले आफ्नो अस्तित्व रक्षाका लागि कि त एउटा ठूलो युद्ध लड्नुपर्नेछ, कि त अमेरिकाका सबै अपमानजनक शर्तहरू स्वीकार गर्नुपर्नेछ। वार्ता विफल भएपछि ट्रम्पले अघि सारेको यो इकोनोमिक वारफेयरले विश्व तेल बजारमा पनि ठूलो हलचल ल्याउने निश्चित छ। अबको केही हप्तामा अमेरिकाले खर्ग आइल्याण्ड र हर्मुजको पानीमा कसरी आफ्नो फलामे पर्खाल खड़ा गर्छ, त्यसैले मध्यपूर्वको भावी नक्सा तय गर्नेछ। इरानको प्रतिकार र चेतावनी। इस्लामाबाद वार्ताको विफलता र अमेरिकाले अघि सारेको नौसैनिक नाकाबन्दीको धम्कीपछि इरानले देखाएको प्रतिकार र उसको शक्तिशाली सैन्य दस्ता इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सको चेतावनीले मध्यपूर्वको तनावलाई उत्कर्षमा पुर्याएको छ। इरानले स्पष्ट पारेको छ कि उनीहरू अमेरिकी दबाव र धम्कीका अगाडि झुक्ने छैनन्। आईआरजीसीका कमाण्डरहरूले खुल्ला रूपमा चेतावनी दिएका छन् कि यदि अमेरिकाले हर्मुज जलमार्ग वा खर्ग आइल्याण्डमा कुनै पनि प्रकारको नौसैनिक अवरोध खड़ा गर्ने प्रयास गरेमा त्यसको नतिजा अकल्पनीय हुनेछ। इरानको यो आत्मविश्वासी प्रतिकारको मुख्य आधार उसको अत्याधुनिक मिसाइल प्रविधि ड्रोन स्वार्म र समुद्रमा बिछ्याइएका स्मार्ट माइन्सहरू हुन्। आईआरजीसीले अमेरिकी युद्धपोतहरूलाई लक्षित गर्दै 30 मिनटको अल्टिमेटम समेत जारी गरिसकेको छ, जसले के संकेत गर्छ भने इरान अब सीधा सैन्य टकरावका लागि मानसिक र भौतिक रूपमा तयार भइसकेको छ। इरानको प्रतिकार रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक पनि छ। इरानले हर्मुज जलमार्गमा आफ्नो सार्वभौम अधिकार दावी गर्दै त्यहाँबाट पार हुने प्रत्येक जहाजको गतिविधिमा कड़ा निगरानी राखेको छ। आईआरजीसीले स्पष्ट सन्देश दिएको छ, यदि इरानले आफ्नो तेल बेच्न पाउँदैन भने यो बाटो भएर कुनै पनि जहाजले सुरक्षित रूपमा निस्कन पाउने छैनन्। इरानले आफ्ना तटवर्ती क्षेत्रहरूमा कास्ट आइरन जस्ता शक्तिशाली एन्टिसिप मिसाइलहरू र चीनबाट प्राप्त अत्याधुनिक रक्षा प्रणालीहरू तैनात गरेको छ, जसले अमेरिकी विमानवाहक जहाजलाई समेत ठूलो क्षति पुर्याउन सक्ने क्षमता राख्दछ। इरानले वार्ताको टेबुलमा देखाएको अडान र रणमैदानमा गरेको यो सैन्य तयारीले ट्रम्प प्रशासनलाई समेत सोच्न बाध्य बनाएको छ। यसका साथै इरानले आफ्नो प्रोक्सी शक्तिहरू जस्तै हिजबुल्लाह र हुथी विद्रोहीहरूलाई समेत उच्च सतर्कतामा राखेको छ। यदि अमेरिकाले इरानमाथि प्रत्यक्ष नौसैनिक नाकाबन्दी लगायो भने इरानले क्षेत्रीय स्तरमा बहुआयामिक युद्ध लड्ने रणनीति बनाएको छ। आईआरजीसीका अनुसार अमेरिकाले हर्मुजमा बिछ्याइएका माइन्सहरू हटाउन खोज्नु भनेको इरानको सार्वभौमिकतामाथि सीधा आक्रमण हो। इरानी नौसेनाले अमेरिकी युद्धपोतहरूलाई घेराबन्दी गरेर आफ्नो सैन्य श्रेष्ठता प्रदर्शन गरिरहेको छ, जसले गर्दा अमेरिकी सेन्ट्रल कमाण्डलाई समेत आफ्नो अपरेशन अघि बढाउन कठिन भइरहेको छ। इरानको यो कड़ा प्रतिकारले इस्लामाबाद वार्ता केवल एउटा कूटनीतिक नाटक मात्र थियो भन्ने प्रमाणित भएको छ र वास्तविक फैसला समुद्रको पानीमै हुने निश्चित देखिएको छ। नयाँ शीत युद्धको शुरूआत। इस्लामाबाद वार्ताको विफलता र त्यसपछिको सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले नयाँ शीत युद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्नुपर्ने अडानमा छ भने अर्कोतिर चीन रूस र इरान बीचको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बुनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र घातक सैन्य प्रविधि उपलब्ध गराउनुले यो लडाईँ अब केवल दुई देशबीचको क्षेत्रीय विवाद मात्र नरहेको प्रष्ट हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरेझैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेड लाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र शक्ति प्रदान गरेको छ, जसका कारण

0: 21 घण्टाको सघन वार्तामा इरानलाई आफ्ना शर्तहरूमा अडिग रहने सामर्थ्य मिलेको हो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण र निर्णायक देखिएको छ। युक्रेन युद्धको मोर्चामा व्यस्त भए तापनि मस्कोले तेहरानलाई आवश्यक खुफिया जानकारी, उपग्रह तथ्याङ्क र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ। यसले गर्दा अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई पहिल्यै पहिचान गरी निश्चेज पार्न इरानलाई ठूलो मद्दत पुगेको छ। चीनको विशाल आर्थिक र प्राविधिक शक्ति, रूसको गहिरो सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कड़ा सैन्य पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब अमेरिकाको नियन्त्रणबाट फुत्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको कड़ा चेतावनीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरा प्रष्ट हुन्छ। यति बेला इरानमा चीन र रूसको यो सक्रिय प्रवेशले मध्यपूर्वलाई महाशक्तिहरू बीचको ग्रेट पावर राइभलरीको कुरुक्षेत्रमा परिणत गरिदिएको छ। ट्रम्प प्रशासनले इरानमाथि भेनेजुएला स्टाइलको आर्थिक नाकाबन्दी लगाउने प्रयास गरे पनि चीनले त्यसलाई आफ्नो विशाल व्यापारिक सञ्जाल मार्फत विफल तुल्याइदिने सम्भावना उत्तिकै प्रबल छ। अबको विश्व राजनीति कूटनीतिको मधुर सम्वादबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने संकेत देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। त्यसैले इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ वैश्विक शक्ति समीकरणसँगै इजरायली प्रधानमन्त्री नेतन्याहुको सत्ता बचाउने रणनीति र अमेरिकाको सैन्य दबाव मुख्य कारण हुन् जसले अब शान्तिवार्ता भन्दा बढी क्षेत्रीय महायुद्ध र विनाशको संकेत गरिरहेको छ। हर्मुज जलसन्धिको यो तनावले विश्वलाई एउटा यस्तो गम्भीर मोडमा पुर्याएको छ जहाँ कूटनीति अब मिसाइलको गर्जन र आर्थिक नाकाबन्दीको छायामा दबिएको छ। इरानले हर्मुजलाई आफ्नो ब्रह्मास्त्र बनाएर विश्व अर्थतन्त्रको नाडी छामिरहेको छ भने ट्रम्प प्रशासनले भेनेजुएला स्टाइलको घेराबन्दी मार्फत इरानको आर्थिक मेरुदण्ड नै भाँचिदिने रणनीति अघि सारेको छ। अमेरिकाका भीमकाय युद्धपोतहरू र इरानका अत्याधुनिक ड्रोन स्वार्म बीचको यो टकरावले मध्यपूर्वलाई एउटा यस्तो विस्फोटक अवस्थामा पुर्याएको छ जहाँ सानो गल्तीले पनि विश्वव्यापी महायुद्धको ढोका खुल्न सक्छ। यो द्वन्द अब केवल दुई देश बीचको शक्ति प्रदर्शन मात्र रहेन, बरु यसले चीन, रूस र इरानको नयाँ युरेसियन ब्लक विरूद्ध अमेरिकी वर्चस्वको नयाँ शीतयुद्धलाई सतहमा ल्याएको छ। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।
1: सिधा कुरा जनतासँग चलाउँदै गर्दा केही वर्ष अगाडि रवि लामिछानेले भनेको यो कुरा सुन्नुहोस्।
2: अब यो क्यानाडाको मन्त्रीमण्डललाई देखाउन चाहन्छु। यो क्यानाडाको मन्त्रीमण्डल यहाँ आयो, रक्षा मन्त्रीलाई यातायात मन्त्री बनाएर काम हुँदैन। यी मन्त्रीहरूको ज्ञान र क्षमता नै यिनले जिम्मेवारी पाएको मन्त्रालयसँग सम्बन्धित छ। हामी कहाँ योगेश भट्टराईलाई पर्यटन मन्त्रीबाट हट्नु पर्यो, हट्नुहुन्छ कि मन्त्री पदबाट हट्नुहुन्छ कि बरु महिला तथा बालबालिका मन्त्रालय छान्नुहुन्छ भन्यो भने धरो धर्म के फरक पर्छ र? जिम्मेवारी पुरा गर्ने त हो नि, महिला तथा बालबालिका मन्त्रालय भए पनि जानु पर्ला भन्छन्।
1: वेल, अब यो परिपाटी केही हदसम्म चेन्ज हुने भएको छ र हाम्रै देशको मन्त्रीमण्डल पनि एज र क्वालिफिकेसनको हिसाबले एउटा उदाहरणीय मन्त्रीमण्डल बनेको छ। मन्त्रालय सम्हालिरहेका अधिकांश मन्त्रीहरू आफ्नो क्षेत्रमा विषय विज्ञ छन्। आधा भन्दा बढी मन्त्रीहरू 40 वर्ष मुनिका छन् र आइरोनी त सोडी मुवागले नै यो मन्त्रीमण्डलका सबैभन्दा पाका मन्त्री हुन्। अब मन्त्रीहरूको शपथ खाएसँगै यो सरकारले तत्कालै के गर्ने भनेर शासकीय सुधार सम्बन्धी 100 कार्यसूची पारित गरिसकेको छ। आजको भिडियोमा हामी यही मन्त्रीमण्डलको मन्त्रीहरू

को परिचय सहित त्यो मन्त्रालयले के गर्छ र यो 100 कार्यसूचीमा उनीहरूको मन्त्रालय अन्तर्गत उनीहरूले गर्नै पर्ने काम के परेका छन् त यिनै विषयमा चर्चा गर्नेछौ। अब नयाँ वर्ष आउँदैछ र अल्टिमाले पनि नयाँ वर्ष 2083 को लागि भनेर न्यू इयर ग्रान्ड सेल सुरु गरेको छ। यही अप्रिलको 3 बेलुका 8 बजेबाट अनलाइनमा र अप्रिलको 4 बिहान 9:30 बजेबाट आफ्ना आउटलेट्सहरूमा अल्टिमाले सुरु गरेको ग्रान्ड सेल क्याम्पेनमा अब तपाईँहरूले हरेक आइटम्समा अप टु 70% अफ पाउनुहुनेछ। जस अन्तर्गत फर्स्ट 100 युजरलाई भनेर अल्टिमा 10K मिनी पावर ब्याङ्क, अल्टिमा बुस्ट 20K प्रो र अल्टिमा फ्युजन 360 ₹2083 पाउन सक्नुहुन्छ। अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो ग्रान्ड सेल क्याम्पियनको प्राइसमा अझै थप 25 डिस्काउन्ट सहित तपाईँहरूले एमआरपी ₹3599 पर्ने बुम 211 इयरबड्स न्यू इयर क्याम्पियन प्राइस ₹1599 भन्दा पनि कम मात्र 1349 पाउनुहुन्छ। यो अफर फर्स्ट 100 युजरको लागि हो। यो सँगसँगै न्यू इयर प्राइस पोइन्ट डिल अन्तर्गत अल्टिमा X1 प्रो इयरबड्स 1444, अल्टिमा मार्बल स्पिकर 2444, अल्टिमा वाच सर्कल 3444 र अल्टिमा बुस्ट 20K अल्ट्रा म्याक्स जुन पावर ब्याङ्कबाट चाहिँ ल्यापटप पनि चार्ज गर्न मिल्छ त्यसलाई 4444 पाउनुहुनेछ। यो न्यू इयर ग्रान्ड सेल क्याम्पेनको अफरहरू अल्टिमाको अफिसियल वेबसाइट, दराज, जीवी, खल्ती, पठाउ बजार र अल्टिमाको आउटलेटहरूमा 10 अप्रिलको मिडनाइटसम्म उपलब्ध छ। पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। सस्मित पोखरेल मात्र 29 वर्षको उमेरमा शिक्षा तथा खेलकुद मन्त्री र सरकारको अफिसियल प्रवक्ता यानि कि स्पोक्स पर्सन बालेसाको क्याबिनेटको सबैभन्दा कान्छा सदस्य हुन् सस्मित पोखरेल। अब यति सानो उमेरमै उनलाई यस्तो भारी जिम्मेवारी किन दिइयो त? सायद काठमाडौँ महानगरपालिकामा बालेनसँगै काम गर्दा उनले देखाएको रिजल्ट ओरिएन्टेड काम नै यो नियुक्तिको मुख्य कारण हुन सक्छ। उनले काठमाडौँ महानगरपालिकामा एसिस्टेन्ट एक्सपर्ट अफ अर्बन प्लानिङ कमिसनमा एडभाइजर हुँदा मेयर बालेनसासँगै मिलेर सरकारी स्कुलको मुहारै फेर्ने गरी धेरै सफल योजनाहरू ल्याए। उनकै अगुवाईमा विद्यालयमा स्मार्ट बोर्डदेखि मिड डे मिल सम्मको थालनी भयो। त्यस्तै बुक फ्री फ्राइडेको अवधारणा ल्यायो जस अनुरूप हप्ताको एक दिन किताबी ज्ञान बिना नै विद्यार्थीको सिप, कला र क्रिएटिभिटीलाई नयाँ उचाइ दिने खाले गतिविधिहरूमा इन्भल्भ गराइयो। अनि उनले क्रिएटिभ स्कुल प्रोग्राम अन्तर्गत क्लास 4 12 विद्यार्थीलाई लक्षित गरी स्पोर्ट्स ट्रेनिङ दिने एउटा विशेष इनिसिएटिभ पनि सुरु गरे र मोस्ट इम्पोर्टेन्टली शिक्षा मन्त्रालयले नै कार्यान्वयन गर्न नसकेको प्राइभेट स्कुलमा गरिब तथा जेएनदार विद्यार्थीलाई दिनुपर्ने 10% छात्र वृद्धिको पनि कार्यान्वयन भयो। जस अनुरूप हरेक वर्ष काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा अब वार्षिक देशैभरबाट 20,000 विद्यार्थीले स्कलरसिप पाउँदैछन्। स्थानीय तहमा उनले गरेको सुधारहरूले नै आज उनलाई शिक्षा र खेलकुद क्षेत्रमा एउटा नयाँ आशाको केन्द्र बनाएको छ। सस्मितको यो प्र्याक्टिकल एक्सपिरियन्स र चुनावी अनलाइन क्याम्पेनले गर्दा नै उनलाई इलेक्सनमा जायन्ट किलरको रूपमा उदय गरायो। उनी आफै हुर्केका क्षेत्र नम्बर 5 उनले 30,737 मत ल्याएर जित हासिल गरे जबकि उनको बलियो प्रतिस्पर्धी मानिएको नेपाली कंग्रेसका जेनरल सेक्रेटरी र पूर्व मन्त्री समेत रहेका प्रदीप पौडेलले मात्र 9,159 मत ल्याए। तर यो जित अचानक भने आएको होइन। 18 वर्षको उमेरमै उज्जवल थापाको विवेकशील क्याम्पेनबाट सुरु भएको उनको यात्रा आज देशको प्रवक्तासम्म पुगेको छ। काठमाडौँ युनिभर्सिटीबाट लमा ब्याचलर्स गरेका सस्मित अहिले त्रिभुवन विश्वविद्यालयबाट गुड गभर्नेन्स, एन्टी करप्सन एन्ड पब्लिक पोलिसीमा मास्टर्स गर्दैछन्। इन्ट्रेस्टिङ कुरा त सरकारको शिक्षा मन्त्री बनेकाले अब टियुको प्रो चान्सलर पनि उनी नै हुन्। अब सस्मित शिक्षा मन्त्री भएको दोस्रो दिन नै एसईई पछि हुने ब्रिफ कोर्सहरूलाई ब्यान्ड गरेर आफ्नो काम सुरु गरिसकेका छन्। त्यसो त सरकारको पहिलो मन्त्री परिषद बैठकले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा शिक्षा क्षेत्रका सुधारका निम्ति पनि केही महत्वपूर्ण बुँदाहरू छन्। जस्तै बुँदा नम्बर 89 शिक्षा क्षेत्रमा एउटा क्रान्तिकारी परिवर्तनको घोषणा गरिएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा 5 विद्यार्थीलाई आन्तरिक परीक्षा नलिकन उनीहरूको क्लासरुम एक्टिभिटिजको आधारमा मूल्याङ्कन गर्ने भनिएको छ। परीक्षाले उनीहरूलाई मनोवैज्ञानिक असर वा दबाव दिने भएकाले उनीहरूको परीक्षा नलिने भनिएको हो। यो एकदमै राम्रो निर्णय भए पनि यसको फिजिबिलिटीको दृष्टिकोणले हेर्दा टिचरहरूलाई रेगुलर मूल्याङ्कन गर्ने तरिकामा प्रोपर ट्रेनिङ नदिकन यो कदम चाले शिक्षाको गुणस्तर घट्ने खतरा पनि उत्तिकै छ। यसै बुदा नम्बर 86 स्कुल र युनिभर्सिटीमा राजनीतिक हस्तक्षेप रोक्न 2 दलीय विद्यार्थी संगठन हटाई 3 स्टुडेन्ट काउन्सिल स्थापना गर्ने नीति पनि स्वीकृत भएको छ। यो अर्को एकदमै राइट डिसिजन र गर्नै पर्ने कार्य भए पनि वर्षौंदेखि जरा गाडेका राजनीतिक संगठनलाई हटाउन मन्त्री सस्मितलाई एउटा ठूलो प्रशासनिक र राजनीतिक चुनौती पनि हुन्छ। तर यस्तै चुनौतीका बीच पनि आफूलाई महानगरमा पनि प्रमाणित गरिसकेका सस्मितका निम्ति यी काम चुनौती मात्र नभएर इतिहास लेख्ने अवसर पनि बन्न सक्छ। सीतावादी बालेन्द्र शाहको 15 मन्त्रीमण्डलमा यो पटक 5 महिलाहरूको दरिलो उपस्थिति देखिएको छ। नेपालको इतिहासमा

0: 33% महिला प्रतिनिधित्व सहितको मन्त्रीमण्डल गठन भएको यो नै पहिलो पटक हो। पुरानो परिपाटीलाई तोडेर महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिड गर्ने जिम्मेवारी यो पटक सीतावादीले पाएकी छिन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गर्दा उनी अलिक भावुक पनि देखिन्। आफूले कहिले मन्त्री बन्छु भनेर नसोचेको र आफ्नो विगत सम्झेर भावुक भएको उनी बताउँछिन्।
1: मैले चाहिँ अहिलेसम्म पनि यसरी सोचेकै छैन कि आज यो पदमा चाहिँ हुन्छु भनेर चाहिँ मैले अहिलेसम्म पनि सोच्दै नसोचेको कुरा हो। यसरी पार्टीले हुन्छ नि हाम्रो आम जनताहरूले अवसर दिनुभएको छ, त्यसको लागि चाहिँ त्यो सम्झेर हुन्छ मेरो आफ्नो विगत र आफ्नो पास्ट हुन्छ नि त्यो आफ्नो फ्यामिली सम्झेर चाहिँ मलाई अलिकति इमोसनल जस्तो लाग्छ।
0: खासमा उनी बिलङ गर्ने समुदाय सीमान्तकृत र पछाडि परेको दलित समुदाय हो। वादीहरू 14 शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्बा, जाजरकोट र दैलेखमा बसोबास गर्न आइपुगेको बताइन्छ। त्यसबेला उनीहरूको मुख्य पेसा चाडपर्व, विवाह, व्रतबन्ध, भोज भतेर आदि अवसरमा राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु थियो। त्यस बापत बक्सिसमा प्राप्त हुने जग्गा जमिन, घर अनि नगद जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो। राणा शासनको अन्त्यपछि भएको रेडियो, टेप रेकर्डर, सिनेमा आदिको लहरले उनीहरूको त्यो परम्परागत पेसा खोसिन थाल्यो। त्यस्तो अवस्थामा गाउँका सामन्त धनाढ्यहरूलाई वादी महिलाको अस्मितामा खेल्न सजिलो भयो र अन्तत उनीहरू मध्ये केहीले त जीविकाको लागि यौन पेसा अँगाल्न पनि बाध्य भए। वादी बस्तीमा हरेक इन्टेन्सर भएका मानिसहरू पुगेर महिलाहरूमाथि दुर्व्यवहार गर्ने भएकाले महिलाहरू असुरक्षित महसुस गर्थे। तर सीता वादीलाई भने वादी समुदायसँग मात्र जोडेर उनको परिचय निकाल्न मिल्दैन। 30 वर्षीय सीताले पोलिटिकल साइन्समा मास्टर्स गरेकी छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन स्किल बेस्ड ट्रेनिङ जस्ता धेरै ग्रासरुट कार्यक्रमहरूमा काम गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित महिला समुदायको समानुपातिक सांसद भनेकी सीता वादी समुदायबाट देशको मन्त्री बन्ने पहिलो व्यक्ति हुन्। अब उनले सम्हालिरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भूमिका नेपालको सोसल कन्स्ट्रक्टमा निकै महत्वपूर्ण छ। देशको जनसङ्ख्याको 51% महिला, 33.8% बालबालिका, 10.21% ज्येष्ठ नागरिक र 2.2% अपाङ्ग भएका व्यक्तिहरूको हिस्सा यो मन्त्रालयले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो मन्त्री पद केवल एउटा कुर्सी मात्र होइन, यो त समाजको सबैभन्दा पिछडी परेको वर्गको भरोसा हो। अब मन्त्री भएको दिन जब पत्रकारहरूले उनलाई तपाईँको योजनाहरू के छ भनेर सोधे, तब उनले मन्त्री हुने भन्ने त मैले आज बिहान बल्ल थाहा पाएको, योजनाहरू अब टिमसँग सल्लाह गरेर हामी भन्छौ नि भनिन्।
1: आज भर्खर मात्रै थाहा भएको छ, अब यो काम पनि आज यस्तो यो पद पनि हुन्छ भन्ने पनि थाहा थिएन, मात्रै हुन्छ भन्ने पनि थाहा थिएन। त्यही भएर अब अहिले नै म यो भनेर भन्नुभन्दा पनि अब बिस्तारै हामी टिम मार्फत भएर चाहिँ अब कसरी हुन्छ हामी सबै मिलेर चाहिँ गर्ने।
0: मै सबै जान्दछु भन्ने अहंकारीहरूको भिडमा टिमसँग डिस्कस गरेर भन्छु भन्नाले मन्त्रीहरूप्रति सम्मान घट्ने भन्दा पनि अझै बढ्दै जान्छ। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको 5 नम्बर बुदामा समाजको सोसल कन्स्ट्रक्टका कारण विभेद र अवसरबाट वञ्चित भएका दलित तथा अल्पसंख्यकहरूलाई राज्यको तर्फबाट औपचारिक रूपमा क्षमा याचना माग्दै, यानि कि सरकारले नै अफिसियली सरी भन्दै सुधार उन्मुख कार्यक्रम घोषणा गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 97 महिलाहरूको सुरक्षित आवत निम्ति निशुल्क ब्लू बस सेवा 7 प्रदेशमा शुरू गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 98 सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षा र लैङ्गिक हिंसा रोक्नका लागि सबै सवारी साधनमा सीसीटीभी र ड्यास क्याम जडान गर्ने तथा राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी प्रहरीसम्म तुरन्तै सूचना पुर्याउने व्यवस्था मिलाउने योजना 30 दिनभित्र कार्यान्वयन गर्ने भनिएको छ। यी सबै कुराहरूको कार्यान्वयन सीतावादीकै नेतृत्वमा यो मन्त्रालयले अरू मन्त्रालयहरूसँग पनि कोअर्डिनेट गरेर गर्नुपर्नेछ। अब मन्त्री हुनु कुनै सक्सेस स्टोरीको अन्त्य नभएर एउटा ठूलो जिम्मेवारीको शुरूआत हो। लाखौं मार्जिनलाइज महिला र बालबालिकाको आवाज अब उनको डेस्कमा पुगेको छ। समयले नै प्रमाणित गर्छ यो जिम्मेवारी उनको लागि एउटा कार्यदक्षता देखाउने अपर्चुनिटी बन्छ कि प्रशासनिक अल्झनभित्रको एउटा जटिल चुनौती। गणेश पौडेल कास्की निर्वाचन क्षेत्र नम्बर 2 विजय भएका राष्ट्रपाका गणेश पौडेलले विजय हुने बित्तिकै सामाजिक सञ्जालमा अबको 5 वर्ष तपाईँ यानि कि भोटर्सले र आफूले नगर्ने काम भन्दै 13 बुदा सार्वजनिक गरे। हाम्रो समाजको प्राय हरेक सेक्टरमा भित्रसम्मै दरा गाडेर बसेको नेपोटिजम अनि सोर्स फोर्सको थ्रु काम गर्ने गराउने खराब प्रविधिलाई औलाउँदै उनको 13 लिस्टले समग्रमा बोलेको कुरा थियो। पद, शक्ति वा सम्बन्धको दुरुपयोग गरेर कुनै पनि प्रकारको व्यक्तिगत फाइदा, अनियमितता वा गैर कानूनी काममा सहयोग नगर्ने र समानता, पारदर्शिता र न्यायको आधारमा मात्रै काम गर्ने। केही समय यता लेखक, साहित्यकार र अभियन्ताको परिचय बनाएर हिँडेका 46 वर्षीय गणेश पौडेलको खास नाम खड्गराज पौडेल हो। उनले आफ्नो पहिलो नोभल पैतालाबाट नेपाली साहित्यमा राम्रो पहिचान पनि बनाएका छन्। जसरी बालनले पछिल्लो समय आफ्नो ऱ्यापहरूमा सामाजिक अनि राजनीतिक विषयहरूलाई ठाउँ दिँदै आएका थिए अनि ट्रेडिसनल पोलिटिक्सलाई प्रश्न गर्दै आएका थिए, त्यसरी नै वैकल्पिक राजनीतिक धारका समर्थक गणेश पौडेलले पनि आफ्नो साहित्य

तिनै कुराहरू उठाउँदै आएका थिए। पोखरा महानगरपालिका 14 मजेरी पाटनमा जन्मिएका गणेशले ऱ्यान्डम रिडर सोसाइटी मार्फत पठन संस्कृतिको विकास गर्नेदेखि सरलिजम लगायतका नयाँ धाराहरूको प्रयोग गर्दै कलम चलाउँछन्। गणेश पौडेल सामाजिक सञ्जालमा पनि निकै एक्टिभ छन् र समाजमा हुने भ्रष्टाचार, अनियमितता, विकृति, विसङ्गति विरुद्ध आवाज पनि उठाउँदै आएका छन्। अङ्ग्रेजी साहित्यमा स्नातक र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका उनीसँग 15 वर्षभन्दा बढीको शिक्षण पेसाको अनुभव छ। नेपालको पर्यटनको राजधानी जसरी हेरिने गरेको पोखराले आफ्नै ठाउँको सांसदलाई पर्यटन मन्त्रीको रूपमा पाएको छ। उनलाई बालनले लिड गरेको कार्यपालिकामा पर्यटन तथा नागरिक उडान मन्त्रीको जिम्मेवारी दिएको छ। 2079 स्थानीय चुनावताका त्यसैभरि लौरो अभियान चलाउने मध्येका एक व्यक्ति गणेश पौडेल पनि हुन्। उनको र बालन बीचको आत्मीयता पनि यही दौरानबाट शुरू भएको थियो। लौरो चुनाव चिन्ह बोकेर बालनले काठमाडौँ महानगरपालिकाको मेयर पदमा जित्दै गर्दा गणेश पनि पोखरा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र लडेका थिए, तर उनी विजयी भने हुन सकेनन्। राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौं भन्ने नारासहित 79 स्थानीय चुनावमा होमिएका गणेशले हार बेहोरे पनि 2082 प्रतिनिधि सभा निर्वाचनमा विचारले जितौं, चरित्रले टिकौं जस्ता नारा अघि सारेर विजयी भएका थिए। साहित्यदेखि समसामयिक विषयका गम्भीर बहसमा खुलेर तर्क राख्नेदेखि जस्तो सुकै परिस्थितिलाई पनि खित्का छाडेर हाँसी हाँसी स्वीकार्ने उनको बानीलाई समर्थकहरूले निकै मन पराएका छन्। तर उनको काँधमा आएको जिम्मेवारीलाई अब उनले कसरी स्वीकार्छन् त्यो भने हेर्नै पर्ने हुन्छ। किनकि नेपालको वान अफ द प्रमुख अर्थतन्त्रको मेरुदण्ड भनेकै नेपालको पर्यटन क्षेत्र हो, जसलाई पछिल्लो समय कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र राम्रो योजनाको अभावले शिथिल बनाएको छ। अरबौं लगानीमा बनेका पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको विवाददेखि हिमालय पर्यटनको अव्यवस्थित व्यवस्थापन र बढ्दो फोहोर जस्ता जटिल समस्याको रियालिस्टिक निकास अब उनले दिनुपर्ने हुन्छ। त्यस्तै 2013 एडीदेखि युरोपियन युनियनले नेपाली वायु सेवालाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था अझै कायम रहेको बेलामा गणेश पौडेलले हाम्रो उडान क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा कसरी प्रश्नको घेराबाट निकाल्छन् त्यो पनि अब उनीमै भर पर्छ। बालनले चुनाव ताका देश दौडाएको बेलामा उदयपुरलाई बाली जस्तो बनाउन सक्ने कुरा अनि स्विजरल्यान्डको बाउ जसरी बढी बालिकालाई स्थापित गर्ने कुरालाई मृत रूप दिन व्यवस्थित पर्यटन विकासका लागि एक महिनाभित्र कार्ययोजना खाका प्रस्तुत गर्ने जिम्मा पनि अब गणेश पौडेलले नै पाएका छन्। यसका निम्ति सरकारले सार्वजनिक गरेको शासकीय सुधारका निम्ति 100 कार्यसूचीमा केही बुदाहरू छन्। जस्तै बुदा नम्बर 72 उदयपुर, अछाम, बाजुरा, बढीमालिका, अपिमाल ट्रेकिङ रूट, दोर्दीमाल ट्रेकिङ रूट लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योजना खाका प्रस्तुत गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 73 नेपाललाई आरोग्य पर्यटन यानि कि पूर्व दर्शन, ध्यान, योग, आयुर्वेद लगायतको हब बनाउने र नेपाल वेलनेस इयर 2027 मनाउने भनिएको छ। यी सबै कुराको तयारी र कार्यान्वयन अब गणेश पौडेलकै हातमा छ। गीता चौधरी। चैत्र 12 गतेको सांसदहरूको शपथ ग्रहण समारोहमा एउटा निकै आश्चर्यको दृश्य देख्न पाइयो। परम्परागत वेशभूषामा सजिएर आफ्नो समुदायका संस्कृति र पहिचानको महत्व झल्काउँदै सांसदहरू भेला भएका थिए। त्यो दृश्य सुन्दर रङहरूको मिश्रण इन्द्रेणी भन्दा कम थिएन। तिनै रङहरू मध्ये एक थिइन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी गीता चौधरी। कानुनी तथा सामाजिक सेवा पृष्ठभूमि भएकी गीताको सोही स्वभाव भोलिपल्ट चैत्र 13 गते मन्त्रीको शपथ ग्रहण गर्ने क्रममा पनि पुनः देखिएको थियो। 33 वर्षीय गीता चौधरीलाई कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय सुम्पिएको छ। निम्न आय स्रोत भएको थारू कृषक परिवारमा जन्मिएकी गीता चौधरीको व्यक्तिगत जीवनलाई निहाल्दा हामीले केही महिना अगाडि निकालेको पूर्व सांसद शान्ता चौधरीको जीवनमा आधारित यो कमलरी कमैया प्रथाको भिडियोसँग केही कुराहरू मिल्न जान्छ। अब कमैया कमलारी प्रथालाई विस्तृतमा बुझ्नको लागि चाहिँ त्यही भिडियो पक्कै पनि हेर्नुहोला। तर कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 4 असैना घर भएकी गीता चौधरीले कुनै समय थारू समुदायको भित्रसम्म जरा गाडेर बसेको यो प्रथालाई नजिकबाट देखेकी छिन्। थारू समुदायमा कतिपय किशोरीहरू कमलरी बस्न गइरहेको वा बीचमै पढाइ छोड्न बाध्य भएको निकै मजाले अनुभूति गरेकी गीता चौधरी आफै चाहिँ कमलरी बस्न नपरे पनि उनका हजुरबा कमैया बसेका थिए। गीताको परिवारको आर्थिक पाटो निकै नाजुक थियो, तर परिवारमा शिक्षाले भने निकै ठूलो ठाउँ ओगटेको थियो। जसअनुरूप ऋण काटेरै भए पनि गीताले मास्टर्स इन ल सम्मको अध्ययन सम्पन्न गरेकी छिन्। पछिल्लो समय युथ एडभोकेसी नेपालकी संस्थापक हुँदै सामाजिक न्यायको वकालत गर्ने गीताले कञ्चनपुर र आसपासका क्षेत्रमा 150 भन्दा बढी गरिब, दलित तथा सीमान्तकृत नागरिकलाई निशुल्क कानूनी सहायता प्रदान गरेकी छिन्। गीता चौधरीको राजनीतिक सक्रियता 62-63 जनआन्दोलनबाटै शुरू भएको थियो र आफ्नो विद्यार्थी जीवनमा उनी एमाले निकट विद्यार्थी संगठन अनि राष्ट्रव्यूसँग आबद्ध पनि भएकी थिइन्। त्यस्तै 79 निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उम्मेद्वार पनि बनेकी थिए।

तर उनी चुनावमा जित निकाल्न भने सकिनन्। तर यो पटक राष्ट्रपतिको समानुपातिकबाट गीता चौधरी सांसद मात्र नभएर मन्त्री नै बनेकी छिन्। सड़कमा अधिकारको वकालत गर्दै हिँडेकी गीताको काँधमा अब कृषि क्रान्ति गर्ने र वनसँग सम्बन्धित उद्योगको तीव्र विकास गर्ने जिम्मेवारी आएको छ। सरकारको 100 कार्यसूचीको बुदा नम्बर 90 उल्लेख भए अनुसार प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने, व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने कृषिलाई सोयल हेल्थ कार्ड 3 महिनाभित्र दिने, अनि प्रमुख खाद्यान्न कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्याङ्कन सुनिश्चित गर्न उधारो कारोबारमा अधिकतम 25 दिनभित्र अनिवार्य भुक्तानी हुने र यदि समय अवधिभित्र भुक्तानी नभए ब्याज सहित भुक्तानी गर्ने भन्ने व्यवस्थालाई अब कसरी कार्यान्वयन गरिन्छ त्यो हेर्नै पर्ने हुन्छ। जे होस्, कृषि क्रान्तिको सुरुवात यसैबाट हुन सक्छ। वर्तमान बालेनको नेतृत्वमा गठन भएको सरकारले आगामी 5 वर्षभित्र नेपालको अर्थतन्त्रलाई $100 बिलियन पुर्याउने महत्वाकांक्षी लक्ष्य राख्दै गर्दा गीता चौधरीले लिड गरेको वन र कृषि मन्त्रालयले कस्तो रोल प्ले गर्छ त्यो अब विस्तारै थाहा हुँदै जाने नै छ। निशा मेहता। प्रधानमन्त्री बालेन्द्र शाहको 15 सदस्यीय मन्त्री परिषदमा रहेका 5 महिला मन्त्रीहरू मध्ये निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका पाएकी छिन्। उनले पार्लियामेन्ट्री सर्टिफिकेट पाएपछि भावुक हुँदै भने, यो भारी जिम्मेवारी केवल मेरो व्यक्तिगत सफलता होइन बल्कि समाजसेवा, पेसागत अनुभव र राजनीतिक धैर्यताको संगम हो। तर आखिर उनी को हुन् त? विगत 15 वर्षदेखि नर्सिङ पेसामा आबद्ध भएकी निशा मेहताले इन्डियाबाट नर्सिङमा मास्टर्स गरे पछाडि बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सेस धरानमा 3 वर्ष काम गरिन्। त्यसपछि उनी अहिले विराटनगरको विराट मेडिकल टिचिङ हस्पिटलमा नर्सिङ पढाउँदै थिइन्। यसरी वार्डमा बिरामीको सेवादेखि हस्पिटल म्यानेजमेन्टसम्मको फ्रन्टलाइन एक्सपिरियन्सले नै सम्भवतः उनलाई स्वास्थ्य मन्त्रालयमा छिर्ने ठाउँ बनाएको हुन सक्छ। यसै अनुरूप स्वास्थ्य क्षेत्रमा भएका ग्याप र मधेसी महिलाको समस्याहरूलाई उनले धेरै नजिकबाट देखेकी छिन्। सुनसरी जिल्ला इन्नरवाकी बासिन्दा निशा राष्ट्रपाको स्थापनासँगै यसको मेम्बर बनेकी थिइन्। पछिल्लो निर्वाचनको प्रतिनिधि सभामा पुग्न नसके पनि यसपालि महिला क्लस्टरबाट उनी समानुपातिक सांसद बनिन्। उनको नियुक्तिको एउटा मुख्य कारण चाहिँ प्रोफेसनल एक्सपर्टिजसँगै मधेसी समुदायको मजबुत प्रतिनिधित्व हुन सक्ने देखिन्छ। सरकारले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा स्वास्थ्य क्षेत्रका सुधारका निम्ति बुदा नम्बर 85 योजनाहरू राखिएको छ, जसमा सबैभन्दा महत्वपूर्ण योजना भनेको चाहिँ विपन्न, असहाय तथा व्यवहारिक बिरामीका निम्ति गभर्नमेन्ट र प्राइभेट हस्पिटलमा कम्तीमा 10% बेड उपलब्ध गराउने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्ने भनिएको छ। यस्तै सुदूरपश्चिम अनि मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाको लागि एयर एम्बुलेन्स स्ट्यान्ड बाई राख्ने भनिएको छ, अनि अबको 3 महिनाभित्र डिजिटल पेसेन्ट रेकर्ड सिस्टम तयार पारी बिरामीको फाइल बोकी धाउने झन्झटलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ। सरकारले इन्टिग्रेटेड सिस्टम ल्याउने भनेको छ, जसबाट नेपालभरिका हस्पिटललाई कम्प्युटरबाट एक अर्कासँग जोडिने भएको छ। यसो गर्दा तपाईँको मेडिकल हिस्ट्री अब जुनसुकै डक्टरले भने तुरन्तै हेर्न मिल्छ। यो निर्णय एकदमै राम्रो देखिए पनि बिरामीका यस्ता गोप्य डेटालाई ह्याकरबाट जोगाउन र साइबर सेक्युरिटी निश्चित गर्नका निम्ति यो योजनाको मुख्य टेक्निकल चुनौती हुने देखिन्छ। अब मन्त्रीको सफल खाएपछि निशा मेहताको यो टिकटक भिडियो भाइरल भएको थियो।

अब यस्तो कुल अनि ग्राउन्ड रियालिटी नै बुझे कि एक नर्सले स्वास्थ्य मन्त्रालयको जिम्मा सम्हाल्नु नेपालको हेल्थ सिस्टमको लागि एउटा नयाँ आशा हुन सक्छ। बाँकी त अब काम हेर्ने हो। बालेन्द्र शाह नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ। 44 वर्ष अगाडि काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्तको रेज्युमे निकै फेसिनेटिङ छ। होटल म्यानेजमेन्टदेखि डिजे अनि प्रोजेक्ट म्यानेजरदेखि सोसल एक्टिभिस्टसम्म उनले आफूलाई फरक फरक रूपमा राखेर टेस्ट गरेका छन्। ब्याचलर्स डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन पढेका श्रेष्ठले सुरुमा होटल र रेस्टुरेन्ट म्यानेजमेन्ट तथा विभिन्न डेभलपमेन्ट प्रोजेक्टहरूमा काम गरे। पछि 2072 भूकम्प पश्चात उनी सोसल वर्कतिर एक्टिभली लाग्न थाले। त्यसपछि उनैले फोर्स नेपाल स्थापना गरेर वान ट्री माई रेस्पोन्सिबिलिटी जस्ता इन्भाइरोमेन्ट क्याम्पेनहरू लिड गरे, जसले उनको ग्रासरुट इन्गेजमेन्टलाई मजबुत बनायो। राष्ट्रपतिका विराज भक्त श्रेष्ठले 2082 आम निर्वाचनमा काठमाडौँ 8 24,592 मत ल्याई सहज जित हासिल गरे। उनको राजनीतिक यात्रा परम्परागत दलहरूबाट नभएर केही समय अगाडिदेखि मौलाउँदै गरेको अल्टरनेटिभ पोलिटिक्सको आन्दोलनबाट सुरु भएको हो। आजभन्दा 9 वर्ष अगाडि उज्जवल थापाको विवेकशील नेपाली दल, जसले ट्रान्सप्यारेन्सी, गुड गभर्नेन्स अनि एन्टी करप्सन एजेन्डालाई अगाडि बढायो, त्यही धरातलबाट

राष्ट्रिय राजनीतिमा उनको उदय भएको थियो। यसरी अल्टरनेटिभ पोलिटिक्स, सिभिक एक्टिभिजम र संसदीय भूमिकाद्वारा पहिचान कमाएका श्रेष्ठ 2074 समानुपातिक मेम्बर भएर बागमती प्रदेश सभा पुगेका थिए। त्यसै गरी 79 को चुनावमा पनि काठमाडौँ 8 बाटै विजयी भएर राष्ट्रसभाबाटै उनी प्रतिनिधि सभा सदस्य भएका थिए। 2080 माओवादीसँगको गठबन्धन सरकारमा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा राष्ट्रसभा पनि सरकारमा गएको थियो, जहाँ विराज भक्त युवा तथा खेलकुद मन्त्री बनेका थिए, तर जम्मा 4 महिना 10 दिनको छोटो समयका लागि मात्र। अब त्यो छोटो कार्यकालमा उनको नेतृत्वमा ठूलो परिवर्तन त देखिएन, तर स्पोर्ट्स इन्फ्रास्ट्रक्चर, इन्फ्रा सुधार र पेरिस ओलम्पिक तयारी जस्ता मुद्दाहरूमा छलफल र सक्रियता बढेको देखियो। अब स्पोर्ट्स मिनिस्ट्रीबाट सिधै ऊर्जा मन्त्रालय, यो एकदमै ठूलो सिफ्ट हो। खासमा यो मन्त्रालयमा सागर ढकालको चर्चा थियो, तर विराज भक्त नै मन्त्री भएपछि सागर ढकालले पनि विराज भक्त भेटेर आफूले जानेको कुरा सक्दो सहयोग गर्ने भनेका छन्। उनले लेखेका छन्, देश कायापलट हुनुभन्दा अघि ऊर्जाको जग बलियो हुनुपर्छ, चाहे त्यो चीन होस् वा परिवर्तन हुँदै गरेको इथियोपिया। ऊर्जा तथा जलस्रोत मन्त्रालयले पुरै देशको कायापलट गर्न सक्छ। म आफै बन्छु वा बन्दिन त्यो ठुलो कुरा होइन, तर देश बन्नुपर्छ। आज करिब 2 घण्टा मेरो लामो समयदेखिको साथी विराज दाईलाई आफूले जानेको कुरा राखे र सकेको सहयोग गर्नेछु। राजनीतिमा यसअगाडिदेखि नै अहंकार र घमण्डलाई साइडमा राखी एकअर्कालाई सहयोग गर्छौ भन्ने प्रतिबद्धता जनाउनु एकदमै नयाँ प्रयास हो। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्य सूचीमा विराज भक्त श्रेष्ठको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका निम्ति बुदा नम्बर 74 केही कुराहरू उल्लेख गरिएको छ। जस्तै 1 महिनाभित्र इनर्जी एक्सपोर्ट स्ट्राटेजी फाइनलाइज गर्ने, 180 डेज म्यान्डेट भित्र पेन्डिङ विद्युत खरिद सम्झौता पीपीए तथा लाइसेन्सिङको बोटल नेकलाई एड्रेस गर्ने, विद्युत निर्यातलाई पिक टाइम प्राइसिङ मार्केटमा फोकस गर्ने, नेपाल विद्युत प्राधिकरणको स्ट्रक्चरल रिफर्म रोडम्याप लागू गर्ने र ऊर्जामा क्यापिटल इन्फ्लो बढाउन मल्टी डाइमेन्सनल फाइनेन्सियल स्ट्रक्चरको आधार तयार गरी यो सेक्टरलाई इकोनोमिक ब्याकबोनको रूपमा विकास गर्ने भनिएको छ। त्यस्तै गरी बुदा नम्बर 75 खानेपानी र सरसफाई क्षेत्रभित्र विभिन्न निकायहरू बीच समन्वयको कमी छ, जसलाई सुधार्न प्रधानमन्त्री र मन्त्री परिषदको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभागलाई सम्मिलित गरेर एकीकृत संरचना बनाउने योजना राखिएको छ। यसको लागि एक उच्च स्तरीय एकीकृत खानेपानी समन्वय टास्क फोर्स गठन गर्ने भनिएको छ। त्यस्तै पोखरा स्थित फेवाताल नजिकको अतिक्रमण हटाउने र शहरी विकास विधेयक र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक सदनमा पेश गर्ने भनिएको छ। अब परम्परागत राजनीति भन्दा फरक पृष्ठभूमिबाट आएका विराज भक्तको फरक दृष्टिकोणले नेपालको ऊर्जा क्षेत्रमा कस्तो इम्प्याक्ट पर्छ त्यो भने प्रतीक्षाको विषय नै भनेको छ। दीपक कुमार शाह, श्रम रोजगार र सामाजिक सुरक्षा मन्त्रालय। हरेक दिन 2000 भन्दा बढी युवाहरू विदेशतिर मोडिने हाम्रो देशमा यो मन्त्रालय भनेको केवल एउटा कार्यालय मात्र होइन, यो हजारौंको भविष्यसँग जोडिएको ठाउँ हो। र आज यही महत्वपूर्ण मन्त्रालयको कमाण्ड सम्हाल्न आइपुगेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका 34 वर्षीय नेता दीपक कुमार शाह। महोत्तरी 2 बाट विजयी भएका दीपक कुमार शाहले 19 पटक मन्त्री बनेका शरद सिंह भण्डारीलाई झन्नै 3 गुणा मतान्तरले पराजित गरेका थिए। उनको ब्याकग्राउन्ड हेर्ने हो भने उनको एक्सपर्टिज खासमा पब्लिक हेल्थको क्षेत्रमा देखिन्छ। उनले त्रिभुवन युनिभर्सिटीको इन्स्टिट्युट अफ मेडिसिनबाट ब्याचलर्स अफ अप्टोमेट्रीमा स्नातक गरेका छन्। त्यसपछि बेलायतको सरकारले कम्पिटिसनको आधारमा प्रदान गर्ने चिम्निङ स्कलरसिप पाएर उनी मास्टर्स गर्न युके गएका थिए। बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनबाट गत साल मात्र पब्लिक हेल्थमा मास्टर्स गरेका उनी नेपाल फर्किएका थिए। यही बीचमा उनले वर्ल्ड हेल्थ अर्गनाइजेसन डब्ल्युएचओ र एफएचआई 360 जस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर नेपालका निम्ति काम पनि गरेका छन्। अब यसरी पब्लिक हेल्थको पृष्ठभूमिबाट भएकाले श्रम नीति, विदेशी रोजगार, द्विपक्षीय सम्झौता जस्ता क्षेत्रमा उनको पूर्व संलग्नता खासै देखिँदैन। तर महत्वपूर्ण पक्ष चाहिँ के छ भने दीपक कुमार शाह त्यही महोत्तरी 2 बाट आएका छन्, जहाँको घर घरबाट युवाहरू रोजगारीको लागि विदेश लिनुपर्ने बाध्यता छ। महोत्तरी, सर्लाही र रौतहट जस्ता जिल्लाहरूबाट नै नेपालको सबैभन्दा ठूलो संख्यामा युवाहरू खाडी जान्छन् अनि कति त बाकासम्म फर्किन्छन्। सो यो हिसाबमा शाहको नियुक्ति सिम्बोलिक रूपमा निकै बलियो छ। उनलाई आफ्नो समुदायको त्यो पीड़ा मजाले थाहा छ, तर चुनौती पनि कम छैन। लेबर एडमिनिस्ट्रेसन एक्सपर्ट पूर्ण चन्द्र भट्टराईका अनुसार हामीसँग पोलिसी र प्लानको कमी छैन, असली परीक्षा त्यसको कार्यान्वयनमा हुन्छ। मन्त्रालय सम्हालेकै दिनदेखि दीपक कुमार शाहले सक्रिय रूपमा काम शुरू गरेका छन्।
श्रम मन्त्रालयले विदेशी रोजगार विभागलाई टोकन सिस्टम ब्यान गरेर सेम डे लेबर एप्रुभल दिने निर्देशन दिएको छ। अर्थात् आवेदन गरेको दिन नै श्रम पास जारी हुने व्यवस्था लागू भएको छ। साथै मिनिस्टर शाहले प्री डिपार्चर ओरिएन्ट

ट्रेनिङको पाठ्यक्रममा आधारित अडियो भिजुअल सामग्री तयार गरी डिजिटल रूपमा विदेश जाने कर्मीहरूलाई उपलब्ध गर्ने निर्देशन पनि दिइसकेका छन्। यसै गरी अब सबै प्रवासी कर्मीहरूलाई कन्ट्रिब्युसन बेस्ड सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा नामबद्ध गर्ने कठोर नीति पनि लागू गर्ने घोषणा गरिएको छ। त्यसै सरकारको नवघोषित सय बुझे कार्यसूचीको 6 नम्बरमा विक्रमसम्म 2082 जिएनडी आन्दोलनमा पारिएका शहीद परिवार र घाइतेहरूलाई उनीहरूको योग्यता अनुसार 100 दिनभित्र रोजगारी सिप र मनोवैज्ञानिक सहायता सहितको पुनर्स्थापना प्याकेज दिने नीति सार्वजनिक गरिएको छ। त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गतको सिटिभिटी, मिनिस्ट्री अफ लेबर इम्प्लिमेन्ट एन्ड सोसल सेक्युरिटी अन्तर्गतको सिप विकास संस्था र उद्योग मन्त्रालयको व्यवसाय विकास संस्थानलाई इन्टिग्रेट गरी 60 दिनभित्र रोजगार सेवा केन्द्रहरूलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गर्ने योजना पनि राखिएको छ। यो चिजमा पनि उनले नै कोअर्डिनेट गर्नुपर्ने हुन्छ। त्यस्तै अहिले मिडल इस्टमा भइरहेको वारका कारण हाम्रा नेपाली दाजुभाइहरूको जीव धनको सुरक्षा गर्नेदेखि उनीहरूलाई नेपालमा ल्याउनु परेको खण्डमा उनीहरूका निम्ति रिहेबिलिटेसन प्याकेज ल्याउने सम्मका कामहरू पनि अब अन्य मन्त्रालयहरूसँग कोअर्डिनेट गरेर मन्त्री शाहले नै गर्नुपर्ने हुन्छ। विदेश पठाइदिने नाममा हुने ठगीदेखि सिप विकासका कार्यक्रमहरू उनकै मन्त्रालयभित्र पर्छन्। तसर्थ यी सबैको काममा शाहको भूमिका के रहन्छ त्यो समयले नै देखाउँछ। तर तुरुन्तै चाहिँ मन्त्री शाहले आफूमाथि लागेका यस्ता आरोपहरूको खण्डन गर्नुपर्ने भएको छ। शिशिर खनाल, बालेन्द्र शाह नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेका शिशिर खनाल 3 वर्ष अगाडि शिक्षा मन्त्री थिए। यसअघिको निर्वाचनमा पनि काठमाडौँ 6 बाट विजयी भएका शिशिर खनाल माघ 3, 2079 पुष्पकमल दाहाल प्रचण्डको सरकारमा राष्ट्रपा पनि सामेल हुँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। तर राष्ट्रपा अध्यक्ष रवि लामी छानेको नागरिकता विवादपछि उत्पन्न भएको राजनीतिक अस्थिरताले गर्दा माघ 22 राष्ट्रपाका सबै मन्त्रीहरूले राजीनामा दिन्छन्, जसले गर्दा पद सम्हालेको केवल 19 दिनमै खनालले पनि मन्त्री पद छाड्नु परेको थियो। यो चुनावमा पनि काठमाडौँ 6 बाटै विजयी भएका खनालले यो पटक अझ महत्वपूर्ण जिम्मेवारी बोकी परराष्ट्र मन्त्रीको रूपमा फर्किएका छन्। शिशिर खनालले त्रिचन्द्र क्याम्पसमा इन्टरमिडिएटको पढाइ सकेर अमेरिकाको युनिभर्सिटी अफ विन्स काउन्सिल म्याडिसनबाट पब्लिक एफेयर्समा मास्टर्स गरेका छन्। साथसाथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको इन्टरनेसनल डिपार्टमेन्टको हेड पनि हुन्। त्यही अनुभवले नै उनलाई बालेन शाहको क्याबिनेटमा ग्लोबल एफेयर्स सम्हाल्ने मौका दिएको हुन सक्छ। पद ग्रहण पश्चात शिशिर खनालले मिडल इस्टमा भइरहेको युद्धको कारण प्रभावित भएका नेपालीहरूको सुरक्षा उनको पहिलो प्राथमिकता हुने बताएका छन्। अब उनको कूटनीतिक तरिका कतिको कुशल छ त्यसको टेस्ट अहिले नै हुने देखिएको छ। सर्वोदय कार्यसूचीमा परराष्ट्र मन्त्रालयले 2 डेडलाइन भित्र महत्वपूर्ण काम गर्नुपर्ने छ। पहिलो 7 दिनभित्र मिडल इस्टको संकटले नेपालको इकोनोमी र कामदारलाई पार्ने असर बारे डिटेल रिपोर्ट तयार पार्नुपर्ने र यो वारको असर नेपाल र नेपालीमा सकेसम्म कम पर्ने गरी सर्ट टर्म, मिड टर्म र लङ टर्म समाधानको उपायहरू खोज्नुपर्ने, अनि दोस्रो 30 दिनभित्र अन्तर्राष्ट्रिय संकटसँग लड्न एक मजबुत क्राइसिस म्यानेजमेन्ट नीति र रणनीति तयार गर्नुपर्ने। अब नेपाल जियो पोलिटिकली सेन्सिटिभ लोकेसनमा छ। जियो पोलिटिकली नेपाल जस्ता देशहरूलाई विश्वमा स्मल स्टेट भनिन्छ। त्यसैले यस्ता राष्ट्रहरूको चुनौती र अवसर दुवै हुन्छन्। सबैभन्दा ठूलो चुनौती भनेको भू राजनीतिक दबाव हो। भारत चीन जस्ता ठूला शक्तिशाली देशहरूको बीचको सन्तुलन कायम गर्नुपर्ने अवस्था, त्यस्तै पश्चिमी देशको प्रभाव पनि बढ्दछ जसले विकासमा अवसर ल्याए पनि कहिलेकाहीँ नीतिगत निर्भरता र सांस्कृतिक प्रभावको चुनौती पनि सिर्जना गर्छ। आर्थिक रूपमा सीमित उद्योग, वैदेशिक रोजगारीमा निर्भरता र ग्रान्ट्सहरूमा भर पर्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउन सक्छ। तर यही कुराहरू अवसर पनि बन्न सक्छन्। नेपालले आफ्नो भौगोलिक अवस्थालाई ब्रिज इकोनोमीको रूपमा प्रयोग गर्दै भारत र चीन बीच ट्रान्जिट र व्यापार हब बन्न सक्छ। निज डिप्लोमेसी मार्फत नेपालले आफ्नै विशिष्ट पहिचान जस्तै शान्ति प्रक्रिया, जलवायु परिवर्तन अथवा एभरेस्ट र बुद्धभूमि जस्ता चीजहरूलाई विश्व मञ्चमा बलियो रूपमा प्रस्तुत गर्न सक्छ। साथै ग्रान्ट्स र अन्तर्राष्ट्रिय सहयोगलाई पनि रणनीतिक प्रयोग गरियो भने पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो फाइदा हुन सक्छ। त्यसैले छिमेकी राष्ट्रहरूसँगको इकोनोमिक डिप्लोमेसीदेखि लिएर गल्फको क्राइसिस म्यानेजमेन्टसम्म शिशिर खनालको जिम्मेवारी धेरै ठूलो छ। अन्तर्राष्ट्रिय जगतमा पुरै नेपालको छविलाई उनैले लिड गर्नुपर्नेछ। अब हेरौँ उनको पर्फर्मेन्स कस्तो रहला त। सुनिल लम्साल, सुनिल लम्साल र बालेनको ब्रोमान्स त हामीले यस अगाडिको भिडियोमा थोरबहुत देखाइ नै हाल्यौं। इन्डियामा मास्टर्स इन स्ट्रक्चरल इन्जिनियरिङ गर्दै गर्दादेखिका साथी हुन् सुनिल र बालेन। उनीहरूको दुवैको एकाडेमिक स्टाटस पनि उस्तै छ। बालेन जस्तै सुनिलले पनि एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ गरेका छन् र अहिले काठमाडौँ युनिभर्सिटीमा सोलिड वेस्ट म्यानेजमेन्टमा पीएचडी पनि गर्दैछन्। 35 वर्षीय इन्जिनियर सुनिल लम्सालको इन्स्टाग्राम प्रोफाइलको हाइलाइट हेर्ने हो भने यस्ता इन्जिनियरिङसँग सम्बन्धित इक्वेसन्स र फर्मुलाहरू भेटिन्छन्। हाम्रो देशको मन्त्रीमण्डलमा मन्त्रालयसँग सम्बन्धित एक्सपर्ट मन्त्रालयको लिड बिरलै गरेको पाइन्छ। वर्षौंदेखिको यही ग्याप फिल गर्दै स्ट्रक्चरल इन्जिनियर सुनिल लम्सालले बालेन नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय

पालिकासँग मिलेर काम गर्ने दौरानमा नै सुनिललाई स्थानीय सरकारको राम्रो एक्सपोजर मिलेको थियो। उनले नेपालको पोलिटिक्सलाई मजाले अनुभव गर्ने मौका पाएका थिए। तर उनको राजनीतिप्रति चासो र झुकाव भने बालेनसँग भेट हुनुभन्दा अगाडिदेखि नै थियो। लुम्बिनी इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ गर्दै गर्दा उनले एमालेको विद्यार्थी संगठन अन्तर्राष्ट्रिय भूमा निकै एक्टिभ भएर काम गरेका थिए। तर जे होस्, अहिले राष्ट्रपाको महामन्त्री र भौतिक पूर्वाधार मन्त्रालय लिड गर्ने मौका पाएका सुनिल लम्सालको काँधमा ठूलो जिम्मेवारी छ। डेभलपमेन्ट फोकस मन्त्रालयहरू मध्ये भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा धेरै नेसनल बजेट पाउने गरेको अवस्थामा वर्षौंदेखि अलपत्र परेका रोड अनि पुल जस्ता पूर्वाधारहरूलाई समयमै सक्नेदेखि ट्रान्सपोर्ट सेक्टरमा हुने गरेको सिन्डिकेटलाई अन्त्य गर्दै सार्वजनिक यातायातमा सर्वसाधारणले खेप्नु परेको शास्ति, रोड एक्सिडेन्टहरू मिनिमाइज गर्ने लगायतका कैयौं च्यालेन्जेसहरू उनले अब फेस गर्नुपर्ने हुन्छ र निकास दिनुपर्ने हुन्छ। हाई एक्सपेक्टेशन राखेर हेरिएका सुनिल लम्सालले महानगरपालिकामा हुँदा बालेनसँग मिलेर गर्न खोजेको सोलिड वेस्ट म्यानेजमेन्ट र स्मार्ट सिटी जस्ता परियोजनाहरूलाई पनि अब उनले कसरी अगाडि बढाउँछन् त्यो पनि हेर्न सबैजना उत्सुक छौं। किनभने बालेन सरकारले सार्वजनिक गरेको 100 कार्यसूचीको 77 नम्बरको बुदाले शहरी विकास विधेयक र फोहोर मैला व्यवस्था सम्बन्धी विधेयक 2 महिनाभित्र मन्त्री परिषद समक्ष पेश गर्नुपर्ने भनेर भनेको छ। सुदन गुरुङ। यो भिडियो सुदन गुरुङले राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पदको शपथ गर्ने पछाडि सिंहदरबार प्रस्थान गर्नु अगाडिको हो। गाडी रोकेर सुदन समर्थकहरूलाई हात जोडेर नमस्कार गर्दैछन्, अनि यताबाट समर्थकहरूले चाहिँ भ्रष्टाचारीहरूलाई जेल हाल भन्दै विष्टप्लक सुदन भन्दैछन्। जेजी आन्दोलनको प्रमुख माग मध्ये भ्रष्टाचार रहित प्रणाली र सुशासनको कार्यान्वयन गर्ने बालेन नेतृत्वको सरकारले सुदन गुरुङलाई आफ्नो प्रमुख हतियारको रूपमा अघि सार्दै गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो। सायद गृह मन्त्रीमा सुदन गुरुङको नियुक्ति हुन्छ भन्ने कसैले पनि आकलन गरेकै थिएनन् होला। उनी गृह मन्त्री बन्ने भनेर घोषणा भएपछि एकछिन त उनी मिमकै पात्र बने। उनका पुराना भिडियोजहरू सहित यस्तो मान्छेलाई गृह मन्त्री बनाउने हो भन्न थालियो। तर यो सिलसिला 24 घण्टा पनि टिकेन। नायक फिल्मको शैलीमा 24 घण्टा नबित्दै सुदन गुरुङकै नेतृत्वमा भाद्र 23 र 24 का दुई मुख्य आरोपीहरू पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुलिसले पक्राउ गर्यो। सुदनको कामको यो त केवल शुरूआत मात्र थियो। त्यस पछाडि हरेक दिन नै नेपाल प्रहरीले कोही न कोही हाई प्रोफाइललाई समातिरहेको छ। एमालेकी प्रदेश सांसद रेखा शर्मा, पूर्व ऊर्जा मन्त्री कंग्रेसका दीपक खड्का अनि जेन्जी आन्दोलनकै क्रममा रहेका काठमाडौँका सिडियोलाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अब आजभन्दा 6 महिना अघिसम्म सुदन गुरुङ केवल एउटा सोसल एक्टिभिस्ट मात्र थिए। कुनै समय इभेन्ट म्यानेजमेन्ट गर्ने अनि डिजेको रूपमा पनि काम गर्ने सुदन 2072 सालको भूकम्प पछाडि निरन्तर सामाजिक कार्यमा व्यस्त भए। कहिले भूकम्प पीडितलाई राहत वितरण गर्ने अनि कहिले कोविड क्राइसिसको बेला अक्सिजन सिलिन्डर अनि भ्याक्सिन डेलिभर गर्ने। सुदन अग्रपन्थीमै रहेर मानवीय कार्यमा लडी नै रहे। सोही कार्यलाई निरन्तरता दिँदै सुदन र उनको हामी नेपाल टिम भाद्र 23 गतेको जेएनजी आन्दोलनमा भोलिन्टियरको रूपमा माइतीघर पुगेको थियो र यहीबाट सुदन गुरुङको जीवनले कहिले पनि नसोचेको मोड लिन पुग्यो। सामाजिक अभियन्ताबाट सुदन त्यसपछि प्रतिनिधि सभाको उम्मेद्वार नै बन्छन् र गोर्खा एकबाट भारी मतान्तरले विजयी हुन्छन्। खासमा जेएनजी आन्दोलनपछि आन्दोलनको लिडरको भ्याकुम देखिएर आन्दोलनको अस्तित्व नै मेटाउन खोज्ने कार्य हुँदै गर्दा आन्दोलनको मर्मलाई जीवित राख्दै अन्तिमसम्म कहिले सेनापति त कहिले राष्ट्रपति निकास दिनका निम्ति दबाब दिइरहने सुदन नै थिए। अनि यता निर्वाचन अघिसम्मै रवि बालेन अनि कुलमानलाई जसरी पनि मिलाउनु पर्छ, नयाँ शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्दै अन्तिमसम्म लागि पर्ने पनि सुदन नै थिए। यसरी कोही पनि भ्रष्टाचारीलाई छोड्दिन, गोली हान्ने जति कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन भन्ने सुदन गुरुङ अब छोड्ने कि नछोड्ने निर्णय गर्ने ठाउँमा आफै पुगेका छन् र यही कुराको दलको गृहमन्त्री भएको दिनबाट नै दिन पनि थालेका छन्। अब सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गतको 43 नम्बरको उल्लेख भए अनुसार दुईटा चरणमा 48 सालदेखि अहिलेसम्म सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने कुरा सुदन गुरुङको लिडरसिपमा कसरी अगाडि बढ्छ त्यो हेर्नै पर्ने हुन्छ। अनि त्यसलाई पनि यो 100 वटा कार्यसूचीमा परेका धेरै जसो काम चाहिँ गृह मन्त्रालय अन्तर्गत नै पर्ने भएकाले सायद यो 3 मिनटको उनको इन्ट्रोडक्सन भिडियो सुदनका निम्ति छोटो हुन सक्छ। त्यसैले हामी सुदन गुरुङको डिजेदेखि मन्त्रीसम्मको यात्रा र अब उनले गर्नै पर्ने कामहरू बारेमा एउटा अझै अर्को डिटेल भिडियो बनाउने नै छौँ। बालेन्साको क्याबिनेटमा कानून, न्याय र संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेकी सुविता गौतम अहिले मात्र 30 वर्ष पुगिन्। 17 जुन 1995 दोलखाको तामाकुसी गाउँपालिकामा जन्मिएकी सुविता पहाड़को बिजुली नपुगेको ठाउँबाट आफ्नो यात्रा सुरु गर्दै आज कानूनको नीति नियम बनाउने कानून मन्त्रालय लिड गर्ने ठाउँमा पुगेकी छिन्।
यो निर्वाचनमा भरतपुरकी पूर्व मेयर रेणु दाहाललाई चितवन तीनमा भारी मतले पराजित गर्दै सविताले आफ्नो दोस्रो संसदीय

कार्यकाल शुरू गरेकी हुन्। 2079 को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 2 मात्र 27 वर्षको उमेरमा जितेर उनी प्रत्यक्ष निर्वाचनबाट जित्ने सबैभन्दा कम उमेरकी संघीय सांसद बनेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एकदमै प्रभावकारी सांसदको रूपमा छवि बनाएकी सुविधाले कन्स्टिट्युसनल काउन्सिल एक्ट, एन्टी करप्सन एक्ट, भूमि सुधारको विषय लगायत शिक्षा, स्वास्थ्य र नागरिक उद्योग क्षेत्रका अनेक मुद्दाहरू उठाएकी थिइन्। अनि यी सबै कुराहरूका बीचमा आफ्नो पढाइ पनि कन्टिन्यू गर्दै थिइन्। त्रिभुवन युनिभर्सिटीको नेसनल कलेजबाट बीए एलएलबी पूरा गरेकी सुविधा अहिले इन्टरनेसनल लमा एलएलएम पर्स्यु गर्दै थिइन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार नामको स्वास्थ्य सम्बन्धी कार्यक्रम 4 होस्ट गरेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एमपी हुँदा सुबेजाले आफ्नो छवि राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुर्याउन सफल भएकी थिइन्। 2023 ग्लोबल प्लेटफर्म वान यङ वर्ल्डबाट पोलिटिसियन अफ द इयरमा परेकी सुविधा 2025 इन्टर पार्लियामेन्ट्री युनियन आइपियूको 150 सभामा स्वास्थ्य समितिको सदस्यको रूपमा निर्वाचित पनि भएकी थिइन्। अब यो मन्त्री परिषदको पहिलो बैठकले पास गरेको 100 कार्यसूचीमा सुविधाको माता हातमा पर्ने थुप्रै जिम्मेवारीहरू छन्। सम्पत्ति छानबिन, भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना लगायत भ्रष्टाचार नियन्त्रणको कानूनी पक्षको सबै जिम्मा सुविधाकै माता हातमा पर्छन्। त्यस्तै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन कानूनी व्यवस्था, संघीय निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने, सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक 60 दिनभित्र तर्जुमा गर्ने अनि सार्वजनिक खरिद ऐन 30 दिनभित्र संशोधन गर्ने लगायतका कुराहरू कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत नै पर्छन्। अब यो सबै बीच कानून मन्त्रालयको पदभार ग्रहण गरेपछि सुविधाले पछिल्लो समय बढ्दै गइरहेको बलात्कार अनि त्यसपछि हुने हत्या, यौन हिंसा र बच्चाहरूमाथि अपराध जस्ता गम्भीर मुद्दाहरू कानूनी दृष्टिकोणबाट कसरी समाधान गर्न सकिन्छ र अपराधीहरूलाई उचित सजाय अनि पीडितलाई चाहिने न्याय कसरी दिन सकिन्छ भन्ने कुरालाई आफूले प्राथमिकतामा राखेको कुरा सार्वजनिक गरेकी थिइन्। अब दोलखाको पहाड़बाट नेपाल टेलिभिजन, नेसनल कलेजबाट सांसद र अहिले चितवनबाट सिंहदरबार, सुविधाको यो यात्रा अब परीक्षाको असली चरणमा प्रवेश गरेको छ। प्रतिभा रावल 32 प्रतिभा रावललाई बालेन सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय सुम्पिएको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका 6 ऐठपुरमा जन्मिएकी प्रतिभाले 5 कलिलो उमेरमै बुबालाई गुमाएपछि निकै दुःख, मेहनत र संघर्ष गरेर पढ्ने लेख्ने मौका पाएकी थिइन्। सोही मेहनतलाई यथावत राख्दै उनले साउथ एसियाकै प्रतिष्ठित एजियन कलेज अफ जर्नालिजमबाट पोस्ट ग्रेजुएट डिग्री पूरा गरिन्। राजनीतिमा होमिनु अघि प्रतिभा रावलको 1 लामो पहिचान जर्नालिजमसँग जोडिएको थियो। साउथ एसिया चेक, रिपब्लिका डेली र ग्यालेक्सी फोके टेलिभिजन जस्ता प्रतिष्ठित संचार माध्यममा उनले काम गरेकी छिन्। ग्यालेक्सी फोकेमा भने उनी रमेश प्रसाईले चलाउने गरेको सो लाल मोहरको प्रोड्युसर थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएबाट नै पार्टीमा सक्रिय प्रतिभाले पार्टी सभापति रवि लामिछाने योभन्दा अघिल्लो पटक होम मिनिस्टर भएको बेला उनको सचिवालयमा बसेर काम गरेकी थिइन्। रवि लामिछानेले उनलाई पर्दा पछिको योद्धा भनेर सम्बोधन नै गरेका थिए। अब अहिले तिनै योद्धा प्रतिभा रावलको काँधमा देशको समग्र निजामती कर्मचारीको व्यवस्थापन र संघीय, प्रदेशीय र स्थानीय गरी तिनै तहका सरकार बीचको समन्वयनको जिम्मेवारी छ। सामान्य प्रशासन मन्त्रालय भनेको सरकारी कर्मचारीको नियुक्ति, स्थानान्तरण र अनुशासनात्मक कारवाही सम्हाल्ने केन्द्रीय निकाय हो। अर्थात् पुरै ब्युरोक्रेसीको डिरेक्सन नै यही मन्त्रालयबाट निर्धारित हुन्छ। देशमा संघीय प्रणाली लागू भएको लगभग 1 बितिसक्यो, तर अझै पनि नागरिक केन्द्रित प्रशासन मजबुत नभएको बेलामा प्रतिभा रावलको नेतृत्वमाथि विभिन्न तहका सरकार बीचको समन्वय र सार्वजनिक सेवाको स्पष्ट फ्लो प्रदान गर्नुपर्ने च्यालेन्ज छ। अर्को भाषामा भन्ने हो भने बालेन नेतृत्वको सरकारमा ब्युरोक्रेसीले कस्तो पर्फर्म गर्छ, केही हदसम्म त्यो प्रतिभा रावलकै हातमा छ। सरकारको नयाँ कार्यसूची अनुसार बुदा नम्बर 12 प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने भनेर भनिएको छ। अर्थात् दलगत दबाव हटाउने, दलीय ट्रेड युनियनहरू खारेज गर्ने र अनुशासन उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने। अब यसको लागि कानूनी पक्ष, संघीय निजामती सेवा विधेयक, कानून मन्त्रालयको तर्फबाट आए तापनि नेतृत्व भने प्रतिभा रावलले नै गर्नुपर्ने हुन्छ। त्यस्तै बुदा नम्बर 91 भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूको समस्या समाधान गर्न डिजिटल रेकर्ड तयार गर्ने नीति प्रस्ताव गरिएको छ। यस अन्तर्गत 60 दिनभित्र दर्ता संग्रह र प्रमाणीकरण गर्ने र लगभग 1000 दिनभित्र समग्र समस्या समाधान गर्ने टाइमलाइन छ। त्यस्तै बुदा नम्बर 99 100 दिनभित्र सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया शुरू गर्ने भनिएको छ। यस्ता सहकारीसँग सम्बन्धित विषयहरू पनि अब उनकै माता हातमा छ। रावल पार्टीभित्र विनम्र तर तर्कपूर्ण भनेर चिनिन्छन्। आफ्नो पहिलो नै संसदीय यात्रामा मन्त्री पनि बनेकी छिन्।

0: पार्टीभित्रको उनको यो छवि मन्त्रीमण्डलमा पनि कायम हुन्छ कि हुँदैन, त्यो चाहिँ समयले नै बताउनेछ। आजभन्दा 3 महिना अगाडि पार्टी समायोजन सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोडिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्दै गर्नुहोस् डाक्टर साहब भनेका थिए।
1: र जुन उत्साहका साथ आज देशभर र विदेशमा उपस्थित रहेका नेपालीहरूले जुन अन्दाज राष्ट्रपाको यो विस्तारलाई लिएर जुन उत्साह देखाउनु भएको छ, यो उत्साहलाई हेरेर म यति चाहिँ भन्न सक्छु, डाक्टर सोनी मोहनले यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्।
0: निर्वाचन अघि नै भनिएको यो कुरा नभन्दै सही साबित भयो र अर्थमन्त्रीमा तिनै सोडी मार्गलेको नियुक्ति पनि भयो। बालनको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा कसले कुन मन्त्रालय लिड गर्छ भन्ने बारे अन्यल भइरहँदा सायद अर्थ मन्त्रालय एकमात्र यस्तो मन्त्रालय थियो जसको अनुमान सबैले लगाइसकेका थिए। लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर्स र हार्वर्डबाट मास्टर्स अनि अस्ट्रेलियन युनिभर्सिटीबाट इकोनोमिक्समा पिएचडी गरेका सोडी मार्गलेको अर्थतन्त्रमा चर्चा धेरै पहिलाबाट थियो। वासिङटन डिसीको वर्ल्ड ब्याङ्कमा सिनियर इकोनोमिस्ट रहेर डाक्टर वाग्लेसँग विश्वका 20 भन्दा धेरै देशको आर्थिक नीति बनाउने 15 वर्षको अनुभव छ। 2072 भूकम्पपछि डाक्टर वाग्लेले पीडीएनए यानि कि पोस्ट डिजास्टर निड्स एसेसमेन्टको को लिड गरे।
2: And the earthquake hit. Do you remember the devastating earthquake? So that's when I was able to really test my own skills and networks and talent and what I could contribute to the country. I'm very proud of that time when we put together a post-disaster needs assessment in a record time, mobilizing like 200, 300, all the donors, development partners, did a very credible assessment of loss and damage as a result of the earthquake. 9,000 lives had been lost, but in terms of property, businesses affected, we quantified.
0: जसले गर्दा नेपाल पुनर्निर्माणको लागि लगभग 4 बिलियन US डलर विदेशबाट आएको थियो। राष्ट्रपतिका उपसभापति र हालका अर्थमन्त्री सोडिम वाग्लेको राजनीतिक यात्रा 30 वर्षसम्म नेपाली कंग्रेससँग आबद्ध भएर सुरु भएको थियो, जस दौरान उनले नेपाली कंग्रेसको अर्थनीतिमा पनि मुख्य भूमिका खेलेका थिए। तर जब उनले कंग्रेसभित्रको भ्रष्टाचारमाथि खुलेर बोल्न थाले तब टप लिडरसिपलाई त्यो कुरा डाइजेस्ट गर्न गाह्रो भयो। अन्तत शेरबहादुर देउवा र आरजु राणाको पर्सनल ग्रिपका कारण सोडिम वाग्ले र नेपाली कंग्रेसको सम्बन्ध बिग्रियो।
2: So then I go back to Nepal, and this time I thought, okay, now I would take the plunge into politics. But the party that I was close to denied me a ticket because I'm fairly vocal against corruption issues, and the top leadership, which is totally corrupt and inept, they didn't like it, right? Mm-hmm. And others, they could probably co-opt, mm-hmm. buy off, threaten. With me, with all these international experiences, they probably thought, no, this guy can't be taken.
0: कंग्रेस अहिले दाई भाउजू साला भतिजाको असक्षम गिरोहमा परिणत हुने क्रममा छ भनेर पार्टी त्याग गरेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा भनेका थिए। अब नेपाली कंग्रेसबाट अलग्गिय भए पछाडि उनले रवि लामिछानेको राष्ट्रपा प्रवेश गर्छन्। राष्ट्रपाको तर्फबाट तनहुँमा उपनिर्वाचनमा अघिल्लो चोटि 34,911 र यो पटक 38,040 मत ल्याएर आफूलाई बौद्धिक वर्ग र जनमानसको विश्वास दुवैमा फिट गराउन उनी सफल भएका छन्। दुईचोटि संसद प्रवेश गरिसकेका वाग्लेले आफ्नो पहिलो कार्यकालमा बजेटमा हुने पोलिसी करप्सन र सेटिङमाथि निर्मम भएर प्रश्न गरेका थिए।
3: गत वर्षको बजेट निर्माण प्रक्रियामा निश्चित स्वार्थ समूहहरूको डिजाइनमा करका दरहरूको अवैज्ञानिक हेरफेर गरी अभूतपूर्व नीतिगत कब्जा र भ्रष्टाचार गरिएको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा नै दिनु परेको थियो। यस वर्ष त्यस्तो नहोस्, त्यो कलङ्क नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको छ। अर्थ समितिको पहिलो बैठकमा नै अर्थमन्त्रीसँग पोलिसी करप्सन बारे सवाल जवाफ भएकै हो। बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्याए जस्तो गरेर बैठक बसेर नियमावलीहरू नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगो झैं सल्किएको छ।
0: अब उनले नै तिनै भ्रष्टाचार र सेटिङ मुक्त गराएर विकास उन्मुख बजेट ल्याउनु पर्ने देखिएको छ। त्यति मात्र होइन, सय बुधे शासकीय सुधार अन्तर्गत बुधा नम्बर 78 अर्थ मन्त्रालयले 10 वर्षभन्दा धेरै समयदेखि इनएक्टिभ रहेका ब्याङ्क अकाउन्टहरूको पहिचान गर्ने र ती अकाउन्टमा रहेका रकमको कानूनी हकदार नभेटिएको खण्डमा 90 दिनभित्र त्यो पैसा सरकारी कोष यानि स्टेट ट्रेजरीमा ल्याई राष्ट्रिय हित र विकासमा प्रयोग गर्ने भनिएको छ। यो सँगसँगै निजी क्षेत्रको कन्फिडेन्स बनाउने र समग्र इकोनोमीलाई 5 वर्षभित्र 100 बिलियन डलर पुर्याउने महत्वाकांक्षी योजनामा उनी कति अघि बढ्न सक्छन् त्यो चाहिँ समयले नै देखाउनेछ। विक्रम तिमिल सिन्हा।

0: संचार तथा प्रविधि मन्त्री भएका विक्रम तिमसिन्हाले नुवाकोटमा नेपाली कंग्रेसका पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलाई हराएर सबैको ध्यान तान्न सफल भएका थिए। पद ग्रहण गरिसके पछाडि संचार मन्त्रीको आवाजमा एक बेग्लै गम्भीरता थियो। उनले निर्मम भएर भने, मैले शपथका ती शब्दहरू मात्र उच्चारण गरेर आएको होइन, बल्कि आत्ममनन गरेको छु कि अब गलत गर्ने कुनै छुट छैन, नत्र ती अमर जीएनजी शहीदहरूको शराब लाग्नेछ।
1: कागजमा लेखिएको शब्द पढेर आएको होइन, मेरो दिलभित्रबाट, मेरो मनभित्रबाट मैले कुनै पनि गलत गर्ने छुट छैन, कुनै गल्ती भयो भने ती शहीदहरूको शराब म माथि लाग्नेछ। म यो विषयमा एकदमै धेरै चिन्तित पनि छु र फोकस भएर काम पनि गर्नेछु।
0: विक्रम तिमिलसिन्हासँग 15 वर्ष भन्दा धेरै मिडिया सेक्टरको अनुभव छ र लगभग 1 दशक अगाडि रेडियो सगरमाथामा प्रोड्युसर र प्रेजेन्टर भएर उनले काम गरेका थिए। नेपालमा मात्रै नभएर विक्रमले अस्ट्रेलियाको नेपाल एक्सप्रेसको एक्जिक्युटिभ एडिटर र साउथ एसिया .com जस्ता सिडनी बेस्ड मिडिया हाउसमा पनि एडिटर एडभाइजरको रूपमा पनि काम गरिसकेका छन्। संचार क्षेत्रको प्र्याक्टिकल अनुभव र ग्रिफिथ युनिभर्सिटी अफ अस्ट्रेलियाबाट जियो पोलिटिक्स र इन्टरनेसनल रिलेसनमा पीएचडी गरेका उनले गभर्नेन्स रिफर्म र क्लाइमेट पोलिसी जस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रेजेन्टेसन र रिसर्च पनि गरिसकेका छन्। संचार क्षेत्रको ग्राउन्ड रियालिटी र इन्टरनेसनल ट्रेन्ड बुझेका कारणले विक्रम इज अ गुड पिक फर कम्युनिकेसन मिनिस्टर भन्न सकिन्छ। एउटा रमाइलो संयोग चाहिँ के छ भने, बालनसाको क्याबिनेटमा शिक्षक र विद्यार्थी दुवैजना एउटै मन्त्रीमण्डलमा छन्। संचार मन्त्री विक्रम तिमिलसिन्हाले ट्युको ह्युमेनिटिज फ्याकल्टीमा मास्टर्स लेभललाई पब्लिक पोलिसी र एन्टी करप्सन पढाउँथे र शिक्षा मन्त्री सस्मित पोखरेल उनको त्यो क्लासको विद्यार्थी थिए। जो पहिले क्लासरूममा गुरु शिक्षक थिए, आज उनीहरू नै क्याबिनेटको कुर्सीमा सँगै बसेर देशको नीति बनाउने कार्यमा लागि परेका छन्। नुवाकोटको एक साधारण कृषक परिवारमा जन्मेका विक्रम लगभग 2 वर्ष अघि राष्ट्रबाट एक्टिभ पोलिटिक्समा उमिएका हुन्। अब सरकारले 100 दिनभित्र नेसनल इन्टिग्रेटेड डिजिटल गभर्नेन्स प्लेटफर्म स्थापना गर्दै एउटा ठूलो डिजिटल परिवर्तनको घोषणा गरेको छ। यसको मुख्य मन्त्र हो वान्स अन्ली डेटा प्रिन्सिपल। अब हामीले नागरिकता नम्बर जस्ता आफ्ना विवरण एकपटक सरकारी सिस्टममा समावेश गरे पछाडि अरू सबै सरकारी सेवाको लागि त्यो अटो फिल हुन्छ, जसले धेरै पटक दोहोरिने कामलाई हटाउन सक्छ र सबै सरकारी सेवालाई एउटै सिङ्गल डिजिटल विन्डोबाट झन्झट मुक्त र सहज बनाउँछ। सजिलो भाषामा भन्ने हो भने, यदि यो प्रभावकारी रूपमा लागू भयो भने सरकारी ढोका ढोका धाइरहने र झोलाभरि कागजको भारी बोक्ने दिन सकिन्छ र देशले डिजिटल युगमा ठूलो फर्क मार्छ। इन्डियन इन्स्टिट्युट फर एडभान्स रिसर्चका चेयरम्यान रहिसकेका तिमिलसिन्हा आज देशको संचार नीति बदल्ने कुर्सीमा बसेका छन्। के अब डाक्टर तिमिलसिन्हाले आफ्नो शैक्षिक क्षमता र लामो मिडिया अनुभवलाई रिजल्टमा बदल्न सक्लान्? नेपालको संचार मन्त्रालयमा उनको यो नयाँ युग कस्तो हुन्छ, त्यो चाहिँ हामी सबैको पर्खाइको विषय हो। यसरी हेर्दा धेरैपछि एउटा आशलाग्दो मन्त्रीमण्डल देखिन्छ र सरकारको 100 बुँदे कार्यसूची हेर्ने हो भने यसले अझ धेरै आश बढाइदिन्छ। वर्षौंदेखि प्रणालीमाथि प्रश्न उठाउँदै ढिला सुस्तीको आलोचना गर्दै र जवाफदेताको माग गर्दै आएका हामीलाई यो नयाँ 100 बुँदे कार्यसूचीले साँच्चै नै एउटा नयाँ फरक संकेत दिएको छ। यस्ता दस्तावेजहरूले सरकारको इन्टेन्सन देखाउँछ र मैले फेसबुकमै लेखेको कुरा यहाँ पनि दोहोऱ्याउँछु। कसियसली अप्टिमिस्टिक, वाचिङ क्लोजली, होपिङ दिस टाइम इट्स डिफरेन्ट, यानि कि सावधानीपूर्वक आशावादी, आशा छ यो पटक फरक होस्। अब यो कार्यसूचीका अधिकांश डेडलाइन 3 महिनादेखि 100 दिनका छन्। त्यसैले अब सरकारको 100 दिन बितेपछि हामी फेरि कार्यसूचीबाट के काम भए भएनन् त्यसको बारेमा भिडियो बनाउने नै छौँ। त्यसका निम्ति सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, थ्याङ्क यू फर वाचिङ।

33 सालतिरका श्यामस्वे तस्विरहरूमा हेटौडा भर्खर भर्खर बामे सर्दै गरेको बजार थियो। काठका झुपडीहरू, दुई चार पक्की घरहरू, काठमाडौँ र नारायणघाट चल्ने बस र ट्रकहरू, कर्रा पारेको विशाल खाली मैदानमा औद्योगिक क्षेत्र खुलिसकेको थियो। यही भित्र चिनिया सहयोगमा खुल्ने भयो एउटा भव्य उद्योग, हेटौडा कपडा उद्योग। राजमार्ग र औद्योगिक क्षेत्रको जंक्सन बनिसकेको हेटौडामा कपडा उद्योगले गुलजार थप्ने भयो।

अर्का मान्छेहरू बसाई आउन थाले। जागिर र तलबले सपनाहरू रंगीन बनाउन थाले। कुनै समय 1200 जनालाई रोजगारी दिएको हेटौडा कपडा उद्योग अन्तत 2064 सालमा बन्द भयो। एउटा वैभवको अवसान भयो। चिनिया टोलीसँगै 33 सालमा उद्योगको जग खन्ने सयौं हात मध्ये एक जोडी हात प्रकाश पौडेलका पनि थिए। त्यसपछिका 23 वर्ष यसै उद्योगमा मजदूर भएर बिताएका पौडेलसँग आज हामी उही हेटौडा कपडा उद्योग घुम्नेछौ। अहिले स्यामसोई तस्विरले भएको कपडा उद्योगका भत्केका भित्ता र खिया लागेका मेसिन सुन्नेछौ र पुर्याउनेछौ तपाईँलाई ती दिनहरूमा जहाँ ढकमक्क गुलमोहर फुलेका हुन्थे र माहुरी जस्ता मजदूरहरू सपना जस्ता कपडा बुनिबस्थे।

0: 1200 मान्छे त यो उद्योगबाट मात्रै, अनि अरू उद्योगहरू 32 उद्योग त्यो बेला 36-37 सालमा चालु थियो। चालु भएको उद्योगबाट मान्छे निस्किँदा एकपल्ट त एकदमै रमाइलो हुन्थ्यो, अनि फेरि रङ्गी बिरङ्गी त्यो ड्रेसहरू लगाएर, अब छुट्टा छुट्टै उद्योगको छुट्टा छुट्टै ड्रेस हुन्थ्यो नि, कुन उद्योगबाट को निस्क्यो भन्ने कुरा पनि हुन्थ्यो। अनि मे दिवस मनाइन्थ्यो, मे दिवस मनाउने बेलामा तपाईँको यति रमाइलो हुन्थ्यो कि त्यो रङ्गी चङ्गी पुरै जुलुसै ड्रेसै ड्रेसले।
1: कपडा उद्योगको चाहिँ कस्तो ड्रेस थियो?
0: निलो किसिमको पैन्ट सर्ट पैन्ट थियो छोरा मान्छेहरूको लागि, छोरी मान्छेहरूको लागि चाहिँ पहेँलो बेसमा निलो पारी भएको। यो अहिले हामी छोडेर आयौँ नि, यो चाहिँ वर्कसप हो। यो यहाँदेखि त्यहाँसम्मको पार्टमा चाहिँ जति पनि भित्र सामग्रीहरू बिग्रिन्थ्यो त्यो बिग्रेको सामानहरूलाई चाहिँ जोड्ने, मर्मत गर्ने गरेर फेरि लगेर त्यो वर्कसप भयो। यो चाहिँ कपास गोदाम नेपालगञ्जदेखि लिएर नेपालको पश्चिम बेल्टमा थुप्रै कपास खेती हुने र कपास विकास समिति समेत बनेर यति धेरै कपास उत्पादन हुन्थ्यो कि एकपल्ट त पाकिस्तानबाट कपास ल्याउनु नपर्ने स्थिति
1: बनिसक्यो।
0: पाकिस्तानबाट आउँथ्यो, यहाँ चाहिँ कि पाकिस्तानको कपास कि हाम्रो नेपालकै कपास। त्यो हाम्रो पुरानो
1: गाडीहरू
0: ल्याउने लाने 4 बसले पनि पुग्दैन थियो, धेरैलाई क्वार्टर पनि दिएको थियो, क्वार्टर नपुग्नेको जो घरमा बस्नुहुन्थ्यो उहाँहरूको लागि बस्छ। हामीले नि मागेर जस्तो त्यो बेला फ्याक्ट्री चल्यो, चल्ने बेलामा यहाँबाट 10 टाढाबाट हिँडेर आउनुहुन्थ्यो, 8 यहाँ ड्युटी आइपुग्नुहुन्थ्यो, 10 टाढाबाट ड्युटी छुटेपछि पनि 10 हिँडेर जानुहुन्थ्यो। त्यसरी पनि धेरै दुःखले काम पनि गर्नुभयो धेरै मान्छेहरूले, तर उहाँहरू जतिले गर्नुभयो उहाँहरूको जीवन राम्रो बन्यो किनभने यही उद्योगले गर्दा बन्यो।
1: कस्तो लाग्छ तपाईँ यहाँ आउनुहुन्छ कहिले कहिले?
0: किन नआउनु? यो हामीले जमिन पनि यो जमिन बनाउने छानु बनाउनेदेखि लिएर यसरी सुरु गरेको। हामी आउने बेला यो खाली जमिन थियो।
1: ए, तपाईँ कति सालमा आउनुभएको थियो?
0: म 32 अन्त्यतिर 33 सुरुमै हो। चाइनिजहरू आउनुभएको थियो, उहाँहरूसँगै हामीले सिकेको सबै कामहरू, जति पनि यहाँ नेपालीहरू थिए विदेशी कामदार एउटा पनि थिएन। चाइनिजहरूले भारतीय कामदारहरूलाई राख्न रुचाउँदैन थियो। 1100-1200 जुन कामदार यहाँ थिए, कर्मचारी थिए, उहाँहरू चाहिँ सबैजना नेपाली नै हुनुहुन्थ्यो।
1: के भाषा बोल्नुहुन्थ्यो त्यो सिकाउने बेलामा?
0: सुरुमा त अलिक गाह्रो, पछि भएपछि हाम्रो पनि कुरा उहाँहरूले बुझ्नुभयो 4-6 पछि, अनि हामीलाई पनि धेरै कुरा उहाँहरूको आउने भयो। जस्तो जाने आउने गर नगर, होइन, आइज ढिलो चाँडो, होइन, उठा तल राख, होइन, कस खोल जे भन्ने हो नि, राम्रो हो नराम्रो हो सबै कुरा। यो बसहरू उद्योगहरू रस्ट भएको देख्दा यहाँको सबै कर्मचारीहरूले असाध्यै पिर मान्नुहुन्छ, रुनुहुन्छ। यस्तो भयो उहाँहरूको मन के छ भने, बरु हामीले केही समय काम गरेर यो फ्याक्ट्री चाहिँ कसैलाई सकुशल जिम्मा दिन पाए हुन्थ्यो।

राजनीतिक नेताहरू आउनुहुन्छ बेला बेलामा, अहिलेसम्म यो उद्योगको निम्ति यति मजाक गरिराख्नु भएको छ सबैजनाले नि, या त यो उद्योग पब्लिक कसैलाई चलाउन दिए पनि हुन्थ्यो। मिलिट्री

0: एसिया कुनै सरकारी निकायले चलाउन दिए पनि हुन्थ्यो, जसलाई दिए पनि यो ठाउँमा उद्योगबाट त 2-4 लाख मासिक आउँदो होला, 200-400 मान्छेले रोजगारी पाउँदा होला, त्यसो गर्न पनि त सकिन्थ्यो नि। आउनुहुन्छ, हेर्नुहुन्छ, मन्त्री, प्रधानमन्त्री, नेता, अध्यक्ष सबै जो जो आउनुहुन्छ, तर हेर्नुहुन्छ, जानुहुन्छ, गर्छौँ भन्नुहुन्छ, तर फर्केर आउनुहुन्न। यति बेर जाडो महिनामा ठिक अहिले 10 बज्यो, खाना खाने बेलामा यो पुरै चौरभरि
1: मान्छेहरू
0: यो बाटोमा यहाँ सबैले टिफिनमा खाना लिएर आउनुहुन्थ्यो, कतिले हातमा लिएर आउनुहुन्थ्यो टाढाकोले, नजिकैको मान्छेहरूको चाहिँ घरबाट यहाँ ल्याइदिनुहुन्थ्यो, गेटमा ल्याइदिने, गेटबाट लिएर आउने।
1: हेटौँडै अर्कै थियो होला त्यसो भए त यो चल्ने बेलामा।
0: हाम्रो चाहिँ 30-31 गते जुन तलब रिलिज हुन्थ्यो नि, 1100-1200 मान्छेलाई तलब 2-3 दिन जति गरेर तलब रिलिज हुने बित्तिकै के हुन्थ्यो, हेटौँडा त रनक्क तात थियो, यहाँदेखि रक्सोलसम्मको बजारमा पुरै पैसा फ्लो हुने, महिनाभरि उधारो दिने, खाने सबै कुराको छिनोफानो त त्यही दिन हुने पनि, माघी आए जस्तो। अझ दसैँ आयो भने त अर्कै रमाइलो, दसैँमा चाहिँ कस्तो नि, कपडा यहाँबाट 30 मिटर एकजनाकोलाई दिने गरेका थियो होइन, त्यो कपडाको हर व्यक्तिले कपडाको पोको चाहिँ कि बोकेर हिँडेपछि त त्यो छुट्टै रमाइलो।
1: बजारमा पनि त सबैले त्यही कपडा लाउने होला नि,
0: लाउने स्कुल पछाडिपट्टि थियो, क्वार्टर पछाडिपट्टि थियो, थियो हेटेक्स इङ्ग्लिस स्कुल भन्ने, हाम्रो बच्चाहरू यहीँ पढेको, मेरो 2 बच्चा यहीँ पढेको, स्कुल भग्नावशेष छ।

0: यसको प्रारम्भ चाहिँ यहीँबाटै हुने हो यो. हामीसँग लाइट केही छ? यो ठाउँमा चाहिँ कवास जुन बाहिरबाट आउँछ नि, त्यो कवास यो ठाउँमा आउने. त्यो गोदाम भयो, गोदामबाट गुडाएर यहाँ ल्याइसकेपछि यहाँ यो कवासलाई खोल्ने, मिलाउने यहाँ गरिसकेपछि यहाँबाट अब कवास अगाडि बढ्दै जान्छ.
1: यहाँ मुनिबाट जान्छ?
0: हजुर, यहाँबाट हालेपछि यहाँबाट कवास यता जान्छ. यो
1: अझै छन् कपासहरू त यहाँ, यही कपास छैन?
0: हजुर, यो चाहिँ बिग्रेको कपास, एक राउन्ड छानिएर रहेको, यसलाई चाहिँ फेरि फिल्टरमा लैजाने हो. यो
1: यो गर्दा गर्दै यतिकै छोडेको जस्तो,
0: गर्दा गर्दै छोडेको, यो त काम हुँदा हुँदै छोडेको. यो यो पनि त्यही कपासलाई फिट्ने, यो मेसिनले यो भित्र लगेर कपासलाई फिटेर गयो भने त्यसको गेडाहरूलाई निकालिदिने हो. यो सबै धुलो धुलो फोहोर जति यतापट्टि निस्किने, अनि राम्रो कपास जति कपास छानिएर अनि माथिबाटै जाने.
1: अनि यो त पुरै कपासै कपास उडेको हुन्थ्यो होला यो ठाउँमा त?
0: बाहिर उड्दैन, बाहिर त एयर कन्डिसन हुन्छ, ऊ यो जुन हावाहरू माथिबाट आइराखेको हुन्छ होइन, बाहिर त त्यस्तो केही डिस्टर्बै हुँदैन.
1: कपासको धुलो
0: केही मेसिन चल्या हुन्छ, अनि धुलो एकदम कन्ट्रोल हुन्छ, थोरै हुन्छ, मास्क लाएरै गर्नुपर्छ गर्नु त. अब मुख्य प्लान्ट चाहिँ यहाँबाट सुरु हुन्छ. कपासको रोल उताबाट आएपछि यसमा यो चाहिँ रोललाई कन्ट्रोल गर्ने यो पिन हो, यसमाथि रोल बस्या हुन्छ, त्यसैमा आधार बनेर अनि यहाँबाट चाहिँ भित्रभित्र रिफाइनिङ हुँदै जान्छ. यो कपासको सुरुवात, यो जस्तो एउटा दुईवटा तिन चारवटा मेसिन भयो, योबाट चाहिँ कपास छानिँदै छानिँदै छानिँदै ठिक पल्लो छेउमा पुग्दा एकदम सफा कपास हुन्छ. यो मेसिनहरू अहिले हेऱ्यो भने सबै मेसिनहरू राम्रो छ. यो चाहिँ अलि बढी हावा लाग्ने ठाउँ भएको भएर अलिअलि समस्या भएको छ, तर भित्र जुन ठाउँमा हावा लाग्दैन त्यो ठाउँमा यो मेसिन पनि केही पनि भएको छैन. अन्त बेल पनि जस्तो छ, यो पनि जस्तो छ. यो चाइनिजले यो प्रविधि, धेरै प्रविधि खेलाउनु नपर्ने मेसिन चाहिँ यहाँ ल्याइदिएको. यो सेमी अटो भन्छ, यो फुल्ली अटो पनि होइन, सेमी अटो मेसिन हो यो. यो चारैवटा मेसिनले एउटै काम गर्दै गर्दै अगाडि बढ्ने, यो सफा हुँदै हुँदै हुँदै कपास सफा हुने र गेडा छान्ने काम गर्छ.
1: यत्रो यत्रो मेसिन देख्दा त सुरु सुरुमा तपाईँलाई पनि अचम्म लाग्यो होला है?
0: होइन, हामीलाई अचम्म किन लागेन भने हामी आउँदा मेसिन आएको थिएन, बाक्समा यत्रो यत्रो टुक्रा आएको थियो, कुनै ठुलो टुक्रा कुनै सानो टुक्रा. अनि हामी नेपाली कामदारहरू सबैजनालाई त्यो अचम्म मान्ने कुरा चाहिँ केही हुँदै भएन, किनभने यो हामीले जगदेखि नै बनाउँदै बनाउँदै गएर बनिसकेपछि वाह कति राम्रो चिज बन्यो भन्ने मात्रै हो. त्यसरी काम गर्ने औजारहरू यो, यसलाई कस्ने खो

0: ठोक्ने पिट्ने सबै चिजहरू यसैमा राख्ने,
1: यो सबै यो बेल्टहरू जस्तो कुनै बेल्ट खिइन्छ के हुन्छ चेन्ज गरेको छ, कुनै नयाँ छ चेन्ज गर्न ल्यायो होला, अब जुन अवस्था छ त्यही अवस्थाबाट छोडेर हिँड्नु पऱ्यो नि फ्याक्ट्री त। यो हेऱ्यो भने कुनै चिज पनि बिग्रेको छैन यसमा, मेसिनमा जस्तो छ त्यस्तै छ, बेल्ट जस्तो छ त्यस्तै छ, यो छिटो बिग्रिने चिजै होइन। यो गियरहरू यो अबको 200 वर्ष चलाए पनि के हुने छ र, यो चाहिँ मोटर जस्ता जस्तो छ। यो मान्छेहरूले हेर्न आउनुहुन्छ अनि यो खोलेर त्यत्तिकै छोडिदिने कि, यो चाहिँ यो सबै कभरिङ भएर बस्यो भने बिग्रिँदैन। अनि यो चाहिँ यसरी फिल्टर हुँदै हुँदै आएपछि यहाँ आएर पुरा दाई गरेर यसलाई चाहिँ कबासलाई अझ यसले चाहिँ सक गरेर तान्ने, यहाँबाट यहाँबाट तानेको कबास त्यहाँ गएर रोलर हुने हो, यही पाइपबाट जाने हो। यो पाइपबाट यो मेसिनमा काम हुन्छ, त्यसबाट अर्कोमा हुन्छ, अर्कोमा हुन्छ, गर्दै अगाडि पुग्दा चाहिँ गुन्द्री जस्तो बन्छ र अनि त्यो सुइरो त्यहाँ राखिदियो रोलर भएर जान्छ। अनि यसको धुलोहरू चाहिँ सबै बटुलिएर उतापट्टि बाहिर अर्को यहाँबाट उतापट्टि जान्छ, यहाँ यहाँ बस्दैन, यहाँ केही पनि धुलो देखिँदैन। यो वरिपरि यो लिगमा यो आफै रोटर भएर घुमेर ताने, उताबाट कपास आयो यहाँबाट गयो, यहाँबाट तानेर लिएर गयो अनि त्यहाँ रोलर भयो, त्यो रोलर भएको चाहिँ अब हाम्रो अर्को शाखामा जान्छ। अनि यो भित्र चाहिँ त्यो छान्ने जालीहरू फिल्टरहरू थुप्रै फिल्टरहरूको बिचमा गएर धुलो बाहिर उड्न नदिएर अनि भित्रै कन्ट्रोल गरेर अनि त्यो धुलोलाई चाहिँ अन्डरग्राउन्ड लगेर अनि पछि उठाएर बाहिर लगेर फाल्ने, त्यो चाहिँ मोलको रूपमा युज हुने रहेछ। यो चाहिँ कुनै घटनाहरू केही भयो भने मेसिन बन्द गर्नु पर्यो भने यो यो घन्टी चाहिँ बजाउने हो, इमर्जेन्सीमा बज्ने। अनि मेसिनमा कुनै प्रबल आयो भने जस्तो अपरेटर यहाँ बसिराखेको छ होइन, वा अपरेटर कहीँ काम गर्दैछ तर यो मेसिनमा केही अड्कियो भने त्यो घन्टी बजिहाल्छ क्या, कुनै समस्या पर्यो भने घन्टी बजिहाल्छ। ल यो कबासबाट राम्रो कबास बनाएर निकालेर यो ठाउँमा रोलर राख्ने अनि यस्तो गाडामा हालेर त्यसलाई चाहिँ अब यता लिएर आउने हो।
2: यो रहेछ कि क्या हो राम्रो कपास
0: हो? नम्बर वान कपासै हो यो, अहिले पनि राम्रै छ, अहिले पनि रेसा दिइराखेको छ। अब यसले कपासको काम सकेपछि अब यसले धागो निकाल्ने मेसिन चाहिँ यहाँ त्यो डन्डी ल्याएर यसो ठ्याक्कै यसोमा राखिदिएपछि त्यसमा त्यो रोलरमा बेरिएको हुन्छ, कबासै हुन्छ। अनि यो यहाँबाट फेरि भित्र जान्छ, यहाँबाट भित्र गएर यो पनि अनि भित्रभित्रै आएर यसले चाहिँ बेरेर मोटो धागो बनाइदिन्छ यो। अनि जति यो बन्दै जान्छ, यो भरिँदै जाँदा, यो तल जाँदै जाँदै गरेर यसमा भरि हुन्छ यो। अनि यो ड्रम उठाएर लग्ने हो, यो सबै मेसिनको काम त्यही नै हो, एउटै यसले जे काम गर्यो त्यही हो। भरिएको ड्रम आउने चाहिँ यसमा फेरि अब अनि यो ल्याएर लाइनमा राखेँ, 1, 2, 3, 4 यता भयो, 4 उता भयो। अब यहाँबाट फेरि धागो आउँछ र यहाँ फेरि यो सानो खाले ड्रम, त्यो यति मोटो धागो देखिन्छ त्यहाँ, त्यही धागो अनि यहाँ बन्दै बन्दै यहाँबाट आएर अब पहिले मान्द्रो जस्तो आयो, त्यसपछि मोटो धागो जस्तो आयो, अनि यसमा अलिक मसिनो धागो आयो। अनि यो धागो चाहिँ फेरि यो सानो ड्रमबाट अझ मसिनो धागो, यसको बबिनहरू यहाँनिर छ, अहिले त बबिनहरू पनि पुरै रस्ट भएर हराइसकेको छ, यही यही यो बबिनहरू हो। त्यसबाट चाहिँ त्यो ड्रमबाट आएको धागो अलिक ठुलो बबिनमा, यो बबिनमा बेरिएको हुन्छ र यो बबिनबाट अनि अझ मसिनो धागो यसैले बनाइदिने हो। यो मेसिन चाहिँ कस्तो भने, यो जहाँ बसेर चलायो भने पुरै मेसिन चल्छ, जहाँ बसेर बन्द गऱ्यो भने पुरै मेसिन बन्द हुने, एउटै अपरेटरले पुरै भ्याउनुहुन्छ। यो मेसिनले बनाएको पहिलो धागो, यो धागोको रूप आयो नि,
2: अब बलियो हुन बाँकी छ।
0: हजुर,
2: कति वर्ष अगाडिको होला यो?
0: 17-18 वर्षै भइसक्यो नि, 18 वर्ष भयो, 18 वर्ष पुरानो लाग्यो यो, पुरा रेसामै छ, बिग्रिसकेको छ। अब ठ्याक्क त्यो ल्याएर यहाँ राखेपछि यसबाट आएर अनि यो चाहिँ बबिनमा, सानो बबिनमा बनाउने, यो चाहिँ प्योर धागो बन्यो। यति भएपछि स्पेनिङ हो यो,
2: कस्तो माया लाग्दो रहेछ भाइ।
0: यो अब यो हाम्रो धागो भइसक्यो, ठिक्क यहाँबाट यसबाट चाहिँ यो भित्रभित्रैबाट यो धागो बुनेर बाटेर अब यो चाहिँ यो धागो

0: यो ख्याले बबिनसँग दिएको छ त्यस्तो यो
1: है हो बुन्ने धागो त यही त हो
0: यो बुन्ने धागो यही भयो नि यो अलि रस्ने भइसक्यो यहाँ काम गर्ने अपरेटरहरूले यो सँगसँगै बोकेर हिँड्ने निकाल्ने यसमा राख्दै राख्दै राख्दै जाने अनि यो निकाल्ने खन्याउने फेरि यसलाई राख्ने चलाउने हिँड्ने यति ठुलो यति भव्य छ यो पुरै यहाँदेखि त्यहाँसम्म एकपल्ट ऊ त्यहाँ सेन्टरमा गएर हामी पल्लो छेउसम्म पुगौँ यो 35 यो 36 मेसिन यो भए कति धेरै राष्ट्रिय सम्पत्ति यति धेरै लापरवाही गरेर रस्ट भइरहेको यो जतिवटा 36 72 जति मेसिन छ नि एउटै छ क्या जस्तो यो एउटा एउटा मात्रै भए पनि पुग्ने हुन्छ यो एउटा मान्छेले मानिनु एउटा परिवारले गुजारा चलाउनु पर्यो उसलाई धागो निकाल्नु छ धागो बेचेर चलाउँछ जस्तो यो एउटा मात्रै स्पेनिङ किन्यो भने पनि उसको गुजारा चल्ने भक्तपुरमा एउटा घरमा 2-5 त्यो बुनाई मेसिनहरू छ अनि यो परवानीपुरमा यस्तो स्पेनिङ मिलहरू छ धागो मात्रै उत्पादन गर्ने त यही धागो मात्रै उत्पादन गर्न यो मेसिन हामीलाई चाहिँदैन भने सरकारले नि यो मेसिन बेचिदियो भने पनि त हुन्छ नि त गर्नलाई दियो भने यिनीहरूले गरेर त खान्थ्यो नि बिना काममा रस्ट पारेर जानुभन्दा कि चलाउन कसैलाई दिनु यो चाहिँ सबै यसलाई चलाउने हेर्नुहोस् त जस्ता तस्तो छ यो गियर यो के हुन्छ र के भएको छ तपाईँहरू आफै हेर्नुहोस् न के चाहिँ नचल्ने छ त यो कुनै गाडीको A1 गियरभन्दा कम त कुनै पनि छैन नि त बाहिर देखेको सामान केही बिग्रिया छ तर भित्री सामानहरू हेऱ्यो भने जस्ताको तस्तो छ
1: अहिले पनि चल्छ कि भन्ने लागेको छ हजुरलाई
0: चल्छ नि के भन्ने नि छैन नि यो त यो हाम्रै अहिले साथीहरू 10 मेकानिकहरूलाई 1 महिना यहाँ छोडिदिनुहोस् कतिवटा मेसिन आरामले चलिरहेको हुन्छ यो सकिएपछि यसको 2 हुन्छ एउटा धागो भएर जाने पार्ट एउटा डाइरेक्ट धागो जाने पार्ट हामी यो ढोकाबाट छिरौँ

0: यसमा त्यहाँ बन्यो
1: त्यो
0: हामीले हेर्यौँ, यसमा बेरिएको धागोलाई अब ठुलो भविनमा लामो धागो बनाउनु पर्यो, गाँस्दै बेर्दै गाँस्दै बेर्दै यसमा रहेछ अलि ठुलो, यहाँ बेर्दै बेर्दै यो चाहिँ यो फुल भयो, अझ योभन्दा पनि ठुलो हुन्छ, योभन्दा ठुलो हुन्छ यो, मानिलिउँ यो 100 मिटर थियो भने यो त 1000 मिटर भयो नि, हो 1000 मिटरको एउटै धागो भएपछि यो सबै 1, 2, 3, 4, 5 मेसिनको काम भनेको सानो बबिनबाट ठुलो बबिनमा छोटो धागोबाट लामो धागो बनाउने ड्युटी।
1: अझै यति यति धागो त बाँकी रहेछ नि त,
0: छ
1: बन्दा बन्दै छोडेको है,
0: जस्तो थियो त्यही हालत छुट्यो, र यो बबिनमा बेरेको धागो चाहिँ फेरि यसमा जान्छ। यो अब यो कपडा बुन्न त लामो तान लगाउनु पर्यो नि, हो त्यो लामो तान लगाउनको निम्ति त्यो जुन ठुलो बबिन छ, ठुलो बबिन यहाँ यसरी राखेर यहाँबाट चाहिँ धागो यो यसमा राखेर प्रत्येक एउटाबाट एउटा धागो तान्दै आउँदा यो धागो चाहिँ हाम्रो यो दाँत जस्तो देख्नु भएको छ नि, यो दाँत जस्तो प्रत्येक एउटाबाट एउटा धागो आउँछ र यो एउटा धागो यहाँ यहाँ बिचमा चाहिँ केही पनि हुँदैन, त्यो एउटा धागो यसरी यहाँ धागो मात्रै धागै धागो यहाँ एकपल्ट आउनु त यहाँ प्रत्येक एउटा दाँतीमा एउटा धागो बस्छ यहाँ, यहाँ रोलर हुन्छ अनि यो रोलर बेबी त्यहाँ हाम्रो 100 मिटर भएको 1000 मिटर भयो, 1000 मिटर भएको यहाँ आउँदा 4000 मिटर भयो धागो अनुमानित भनौँ न त्यसलाई, त्यति मिटर त धेरै लामो धागो भयो यसमा धागो मेसिन। यो एक खाले यो बबिन सिधै त्यो स्पिनिङबाट बुनाइ विभागमा जान्छ, एक खाले बबिनहरू यो प्रक्रियाबाट यहाँ आइपुग्यो, यो तानाको लागि त्यो बानाको लागि गयो, जस्तो
1: ताना र बाना भने के हो त,
0: ताना भनेको ताना भनेको यस्तो गर् यस्तो सिधा बसेको धागो, बाना भनेको चाहिँ त्यो बुनेर जाने धागो के, ताना बाना बुनेको भन्छ नि, ताना बाना भनेको ताना भनेको तान लगाएको भयो, हाम्रो गाउँघरतिर गुन्द्री बन्ने तान लागेको भन्छ, तान लागेको त्यो भयो, पराल हालेको धागो चाहिँ उताबाट सिधै जान्छ त्यो बाना,

0: हेर्नुहोस् त यो कति राम्रो कति मजबुत धागो छ है तपाईँको यहाँ यो सबै यो फेरि यति गरम छ यो कसरी लाने होला के गरिहाल्ने होला भन्ने लाग्छ होला है तपाईँहरूलाई। यता माथि हेर्नुहोस् त यसमा यो मेसिन छ उता लानु छ भने यो यतापट्टि लग्यो होइन यता लानु छ भने यसलाई यतापट्टि ल्याउने त्यसैबाट सरल लिएर जाने हो
1: केबल कार जस्तो
0: हो तानाको लागि तयार भयो यो यसको प्रोसेस यसमा आउँछ अब
1: बुनाईको मेसिन हो कि क्या हो यहाँ
0: बुनाई होइन बुनाईमा अझै पुगेको छैन यसलाई साइजिङ भन्छ ठुलो रोलरमा बेरेको धागो यहाँ आइपुग्छ र जस्तो यहाँ बस्यो यहाँ बसेपछि त्यो धागो खोलेर अगाडिपट्टि आउँछ र यो धागो सिँगै यो भित्र छिरेर जान्छ भित्र यो ठाउँमा माड पाकिराखेको हुन्छ यो खाल्टो छैन खाल्टोमा चाहिँ माड पाकिराखेको हुन्छ
1: यो
0: माड लगाउने ठाउँ यो योभन्दा तलको यो चाहिँ यो रोलर सट्टै तल जान्छ तल जान्छ र त्यो धागोलाई तल माडमा डुबाएर जस्तो कपडा बुन्दाखेरि पनि धागो चाहिँ नसुल के अरे नखियोस् भनेर माड लगाएको हुन्छ माड भएको कपडा भन्छ नि माड भनेको यही हो पहिले यहाँ लगाउने लगाएर कपडा बुन्ने बुनेपछि फेरि धुने प्रविधिले धोइदिने हो यो पनि त्यही हो यो पनि त्यही हो एउटै मेसिन हो यो दुइटै
1: माड लगाउने यो यो एरिया त्यसो भए एकदम तातो हुने एरिया
0: यहाँ तातो त्यति फिल किन हुँदैन भने ह्युमिडिटी मिलाएरै बसेको हुन्छ तापक्रम चाहिँ जस्तो यो काम गर्ने पार्टमा चाहिँ एकदम चिसो आउनको लागि त्यहाँबाट यहाँबाट पुरै हावा आइरहेको हुन्छ आफूलाई जता चाहियो जति चाहियो लिन पाइयो अनि त्योबाट यो सानो रोलरमा बेरियो अब यो यसमा
1: अब माड लगाएको
0: साइजिङ गरेर तयार तयार भएको धागो चाहिँ अब यसमा भेरियो यो यो बिममा अब यो चाहिँ कपडा बुन्नको लागि बुन्ने मेसिनमा लैजाने यो भयो यो मेसिनले त यो उत्पादन गर्दै फाल्दै गर्दै फाल्दै गरेको यो हो
1: यसमा
0: माड लगाएको धागो यो त कति धेरै बोलेछ यो तानेर हेर्नुहोस् त हो ले काटिने नि छ आज त यति छ त यो यति राम्रो अनि यो बिमलाई चाहिँ यसमा राख्ने हो यो मेसिनहरूको यहाँदेखि उहाँसम्मको यो मेसिनको काम चाहिँ तानमा धागो भर्ने मेसिन यो तानमा जस्तो तान सृजन चल्छ नि तलमाथि तल कुनै चाहिँ अब तिन तानको हुन्छ कुनै दुई तानको हुन्छ कुनै चाहिँ डबल हुन्छ कुनै चाहिँ तिन तालको हुन्छ कुनै चार तानको हुन्छ त्यो सबै बनाउने चाहिँ यो मेसिन हो त्यसरी बसेर टक्क यसलाई बुन्दै बुन्दै बुन्दै नआउने अनि त्यसपछि त्यो सबै एकै ठाउँ बटुलेर अनि यही भित्र राखेर टक्क त्यसलाई निकालेर लिएर जाने अनि यो चाहिँ यो मेसिनमा हाल्ने जस्तो यो चाहिँ यो अहिले कतिको छ यो दुईवटाको छ यो अनि यसैले छुट्याउने यो माथि जान्छ तल आउँछ माथि जाँदा एकपल्ट यता बबिन जान्छ तल आउँदा एकपल्ट जान्छ गर्दै यो चाहिँ यो भर्ने काम चाहिँ यसको झाँप भर्ने भन्छ यसमा अनि यो एउटा हेर्दा चाहिँ सामान्य छ यो पत्तीमा एउटा धागो राख्नुपर्ने हुन्छ एउटा धागो छिने पनि यो तल झर्ने बित्तिकै मेसिन बन्द हुन्छ यो धागो तन्किउन्जेल यो तन्केरी बस्छ हल्का चिज छ एउटा धागो छिने पनि यो तल गइहाल्यो मेसिन बन्द भइहाल्छ
1: नराम्रो खालको कपडा निस्किने भन्ने चाहिँ
0: त्यसले कन्ट्रोल गरिहाल्छ अनि जहाँनिर हुन्छ त्यहीँ गाँसेर फेरि लिएर जाने यो बुन्ने ठाउँ अब यो चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ यही हो कपडा उद्योगको हेर्दा सबैभन्दा ठुलो इलाका यही हो कपडा उद्योगको मुख्य ठाउँ पनि यही हो अरू सहायक उत्पादन गर्दै गर्दै आयो तर कपडै चाहिँ बुन्ने कुरा यहीँबाट बुन्ने हो अघि जुन स्पेनिङमा थियौँ नि हामी यही स्पेनिङबाट दुई थरी धागो उत्पादन भयो एउटा यो उत्पादन भयो एउटा यो उत्पादन भयो यो उत्पादन भएको धागो घुमेर आयो यसमा उत्पादन भएको धागो यहीँबाट आयो यो चाहिँ त्यो ताना त्यताबाट आयो यो बाना धागो चाहिँ यताबाट आयो यो धागो चाहिँ के भयो
1: यहाँ आयो
0: यो यसमा चाहिँ यसरी राखेर यो भयो अनि यो यहाँ बस्यो होइन जस्तो तान चल्छ मेसिन यो यता जान्छ यता चल्छ यता जान्छ गरेर अनि
1: यो आवाज त खटाक खटाक कस्तो आउँथ्यो आवाज आउँथ्यो होला
0: यहाँ चाहिँ त कान चाहिँ धेरैले थुन्नै पर्ने कसैले केही पनि सुन्दैन यो त झड्याम झड्याम झड्याम झड्याम झड्याम हान्ने हो नि त यो त कसरी हान्ने हो नि त

0: चलाउनु पर्छ कि पर्दैन?
1: पर्दैन, यो यो अटोमेटिक हो, सबै अटोमेटिक, हेर्ने मात्रै हो। जस्तो एकजना अपरेटरले एकै ठाउँबाट चारवटा मेसिन हेर्न सक्ने हुन्छ कि, यहाँ राम्रो सिपालुले त 24 वटासम्म पनि आफैले अपरेटन गर्छ, 24 वटा मेसिन अपरेटन। चाइनिजहरूले लास्टमा ट्रेनिङ दिएर जाँदा उनीहरूले त्यो जसले 24 वटा चाहिँ 1 घन्टासम्म बन्द हुन नदिकन चलाउँछ, त्यो उत्कृष्ट कामदार भनौँ।

0: तपाईँले कति वर्ष बिताएको ठाउँ हो यो?
1: यो बाहिर बनाउने बेलामा 3 वर्ष, 23 वर्षमा 3 वर्ष घट्यो भने 20 वर्ष यो ठाउँमा यही काम गरेर 20 वर्ष बिताएको छु मैले यही ठाउँमा।
0: तपाईँको त यहाँ आएपछि अनुहारै कस्तो अर्कै भयो नि,
1: यो त उर्वर जिन्दगी हो नि, मलाई बनाएकै यही हो यसैले।

0: यो बिग्रेको केही पनि छैन अहिले पनि, जस्तो यो कतिपय यो चिनबाट आउँथ्यो हामीले यहीँ डिजाइन गरेर पछि बनायौँ यो पनि।
1: अनि तपाईँले त्यो सबै काम कसरी सिक्नु भएको?
0: चाइनिजहरूले,
1: चाइनिजहरूले। त्योभन्दा पहिला तपाईँ के गर्नुहुन्थ्यो?
0: होइन, म त त्यो बेला पढ्दा पढ्दै यहाँ काममा लागेपछि त 22 वर्ष यहीँ गइहालेँ, अरू 20 त गर्ने कुरै।
1: के पढ्दै हुनुहुन्थ्यो?
0: मैले एसएलसीमा पढेँ, काम सुरु भइहाल्यो, काम सुरु भएपछि थप केही पनि गरेँ,
1: कामै पढ्नु भयो,
0: कामै, अहिलेसम्म पनि त्यही कामै पढ्दै।
1: त्यो बेलाको माहौल कस्तो थियो, बनाउने बेलादेखि सुरु हुँदाखेरिको माहौल चाहिँ कस्तो थियो?
0: बनाउने बेलामा जस्तो काम गर्ने छोरी मान्छेहरू चाहिँ पाइँदैन थियो त्यो बेला, छोरी मान्छेहरूले कहाँ उद्योगमा काम गर्ने हो र भन्ने हुन्थ्यो। त्यति बेर वरिपरि भएको जो मान्छे पनि छोरी मान्छे आउनुभयो भने गर्न खोज्नेले काम पाउनुहुन्थ्यो, निवेदन दिने आउने श्रमिक आपूर्ति केन्द्र थियो। हामी त यहाँ खन्दै बनाउँदै गरेको मान्छे, हामी अटोमेटिक निवेदन पनि दिनु परेन, हामी त निर्माण बेलामा छिरेको श्रमिकले गर्दा गर्दै के भयो भने काम गरियो, मेसिन फिट गर्न सुरु गरेपछि त बाहिर घाममा काम गर्नुभन्दा त मेसिन फिट गर्न कति रमाइलो भयो, सिक्न पनि मन लाग्यो। सिक्दा सिक्दै गर्दा बनिसक्यो मेसिन, अनि कपडा बुनेपछि झन् रमाइलो भयो। त्यो मे दिवस आयो, कुनै चाडपर्व आयो होइन, त्यो त भिन्नै रौनक लिएर आउँथ्यो नि। विश्वकर्मा पूजा आयो, पुरै अर्को खाले पूजाको रौनक आउँथ्यो। दसैँ आयो, कपडा वितरणदेखि लिएर अब पेस्की आउनेदेखि अर्को रौनक आउँथ्यो। साप्ताहिक छुट्टी आयो, अर्को रौनक आउँथ्यो। भित्र साथीभाइ बसेर भोजहरू गर्यो, त्यो अर्को रौनक आउँथ्यो। त्यो धेरै किसिमको
1: कस्तो हुन्थ्यो विश्वकर्मा पूजा?
0: एकदमै भव्य, हामी सबैजना भएर मनाउँथ्यौँ, सबै शाखाको 2-4-5-7 खसीहरू काट्नेदेखि लिएर तपाईँको त्यो त्यति भव्य, सबै एकै ठाउँमा मनाउने हो। टाइम मिलाएर हामी वनभोज जान्थ्यौँ, फेरि सिङ्गै फ्याक्ट्रीको बसहरू लिएर, त्यो पनि झन् रमाइलो कुरा थियो। एउटा मात्र यस्तो विषय छैन, त्यो त 20 वर्षको अभ्यास हो। प्रत्येक पाठ पूर्जाले, प्रत्येक ठाउँले, प्रत्येक यहाँको चाहिँ गतिविधिले अब अहिले पनि चिनिहाल्छ नि, अहिले पनि थाहा हुन्छ। अनि पछिल्लो बेलामा मैले चाहिँ बाहिर नै अलिकति फेब्रिकेटिङको काम सुरु गरेपछि यहाँ 4-5 हजार तलब आउँथ्यो, बाहिर काम गर्दा 10-15 हजार त्यत्तिकै कमाइ हुने, महिनामा ठिकै छ भने मैले चाहिँ 20 वर्ष थाहै भएको 20 वर्ष पुगेपछि मैले आफैले राजीनामा दिएर गएको थिएँ। त्यो पछाडि बिस्तारो उद्योग उँभो लागेन, खस्किँदै थियो कि बन्दकै स्थितिमा पुग्यो। करिब मैले छोडेको पनि 8 वर्ष जति यो फ्याक्ट्री चल्यो। हामी एउटा त्यो कुनामा उभिन्छौँ या कतै बसिराखेका हुन्छौँ होइन, हामी कहीँ बसेर हेरिराख्या हुन्छ। यो अहिले यस्तो छ, यदि उहाँले यसो गरिदिनु भयो भने ऊ त्यो धागो खाली भयो है भन्ने कुरा भयो होइन, धागो सक्यो भने धागो मागेको यो अपरेटरले भन्न जानु परेन, बोल्नु परेन, यो एउटा उठाइदियो भने उहाँ यो चाहिँ यो मेसिन बिग्रियो भन्ने भयो, जहाँ भए पनि उसले देखिसक्यो यो मेसिन बिग्रिया छ भन्ने कुरा। अनि त्यसपछि यो एउटा उठाइदिएपछि ल यो कपडा भरियो है भन्ने, कपडा काट्ने मान्छे यहाँ आइपुगिसक्छ, यो उठाउनेपछि कपडा काट्ने आउँछ, यो उठाइदिनु बनाउने आउँछ, यो उठाइदियो धागो भर्ने त्यो बिम जुन खाली हुन्छ त्यो, अहिले चाहिँ यो सबै उठाउने, यो सबै उठायो भने मेसिन खाली छ है भन्ने भयो। यो
1: अहिले चाहिँ
0: सबै उठाउने जस्तो यो यसको आवाज तपाईँको एउटाको आवाज सुन्नु भने यसले यति हेर्नु, यो ठ्याक्क एउटा मेसिनले डबल हान्छ, यो सबै मेसिनले त हानेको हानै गर्दा कति आवाज आउला। 486 वटा मेसिनको यो सिङ्गल आवाज हो, अब यसको डबल आवाजलाई सम्झिनुहोस् अनि 486 वटा आवाज, त्यति आवाज त एकैचोटि भन्किने हो।
1: अनि कपडा कहाँ निस्किन्छ त?
0: यो जुन रोलरले कपडालाई बिस्तारो तानेर ल्याइदिन्छ, अनि कपडा चाहिँ यहाँ यसमा उतापट्टि बिचको हामी हेर्न जाउँ, त्यहाँ बिचमा चाहिँ
1: म चाहिँ अलिक बिस्तारै हिँडिरहेको छु है।
0: तपाईँहरू त बिस्तारै हिँड्नुपर्छ, किनभने मेरो त यो लाइन जाँदा पनि हिँडिराखेको ठाउँ अँधेरो भए पनि यहाँ बनाउन गर्न गाह्रो हुन्न।
1: ए हो,
0: यो चाहिँ हाम्रो जस्तो ठुलो यहाँ चाहिँ फाइनहरू छ, यसको चाहिँ ह्युमिडिटी सबै कुराहरू मिलाएर यहाँ त अब छ सात सय मान्छे एकै ठाउँमा हुने, तिनीहरूको श्वास प्रश्वास हुनेदेखि लिएर तपाईँको यो कपडाहरूको लागि पनि धागोको लागि पनि त्यो नफुलोस् भनेर त्यो टाइट पनि हुनु भएन, फुल्नु पनि भएन, त्यो यति तापक्रम चाहिँ मिलेर बस्नुपर्ने हुन्छ, त्यो तापक्रम मिलाउनुको निम्ति चाहिँ सबै कुराहरू व्यवस्थापन गरेको हुन्छ। यसमा चाहिँ केटा मान्छेहरूले काम गर्ने र मर्मत गर्ने, यसमा चाहिँ छोरी मान्छेहरूले आफ्नो ड्रेस चेन्ज गर्ने ठाउँ यो।
1: ए
0: अहिले त पिपलको बोर्ड पनि आइसकेको छ भित्र, आए ठिक एप्रोनहरू हुन्छ नि यहाँभित्र काम गर्दा लगाउने, एप्रोन क्याप सबै लाएर काम गर्नु
1: पर्छ।
0: मेरो विचार चाहिँ कस्तो भने समाधान खोज्नै मुख्य कुरा हो, एकछिन एउटा सेन्टिमेन्टमा आउने छुट्टै विषय हो होइन, तर सबभन्दा मुख्य कुरा चाहिँ हामीले लाग्छ जसरी भने पनि घाटा लागे पनि चलिदियोस् भन्ने। किन हुन्छ भने बाह्र तेह्र सय मान्छेले काम गर्ने ठाउँमा ती बाह्र सय तेह्र सय घर त तपाईँको उज्यालो हुन्थ्यो नि त, यो मात्रै छैन, तपाईँले नेपाल वनस्पति घिउ उद्योग भन्ने मजाले चलेको उद्योग त्यो बेला देशव्यापी प्रचार भएको अहिले त्यसको खण्डहर छ, यहाँ छाला उद्योग नजिकै छ, छाला उद्योगको राम्रो प्रपर्टी छ, छाला उद्योग बन्द छ अहिले हेर्नुहोस् है, त बाँके बर्दिया दुवै जिल्लालाई कपास उत्पादन गर्न लगाएर यो उद्योग चलायो भने के बिग्रिन्छ, अरबौँ रुपियाँ सिद्ध्याउनु हुने अरू कुरामा टावर बनाउनु, त्यो एउटा टावर बनाउने यहाँ लगाइदियो भने के हुन्छ, यो एकदमै विडम्बना भयो कि, कसले भन्ने कि, यो कसले बुझ्ने, यति जम्मै जम्मा मानिलिउँ केपिजीले त्यहाँ लगेर त्यो टावर बनाउने पैसा कपडा उद्योगै चलाउनु भएको भए होला यो घाटैमा जाला, तर हजार मान्छेका पापानजनाको हिसाबले कतिजना मान्छे बाँच्थे होला त, पाँच हजार मान्छेको पाँच हजार हजार परिवारलाई बचाउने काम त यसले गर्ने रहेछ नि, अनि कसैले गाउँमा घरेलु रक्सी पारेरै बेचेर आफ्नो बच्चा पढाउँथिन् भने त्यहाँ गएर एक कप रक्सी जसले खाइदिन्छ नि, यहाँ काम गरेर गएको पैसाले उसले रक्सी खाइदिँदा त्यो पैसा चाहिँ त्यहाँ गयो क्या, त्यो त गाउँमा समेत पैसा पुग्यो नि, त्यहाँ उहाँ मात्रै होइन क्या, हर नेताहरूले गर्ने कामहरूमा हर सोचाइ चाहिँ त्यो वर्गसम्मलाई पुगेको छैन,
1: यहाँ नेताहरू घुम्न आउनुहुन्छ भन्नुहुन्छ,
0: हामी गर्छौँ चलाउँछौँ यो त ठिक रहेछ राम्रो रहेछ, हेरेर गएपछि त केही सोच आउला भन्ने कुरा,
1: आएन
0: आउँदै आएन, कसैको पनि आएन, एउटाको भएर कसैले चिन्ताले आर्टिकल लेखेको भए पनि त हुन्थ्यो नि, तर त्यति पनि हात गर्नु उहाँहरूलाई त एकपल्ट कुर्सीमा पुग्यो, अब पुग्ने कसरी भन्ने उहाँहरूलाई हुँदो रहेछ, बाँकी तल रहेको मान्छेहरूलाई के हुँदो रहेछ भने ए ऊ चाहिँ गइराख्दो रहेछ, अब म चाहिँ किन नजाने, हेरेको त्यतै छ तल जमिनमा हेर्ने कुरा चाहिँ देखिएन,
1: कसैले पनि सोचेन।
0: बाबुराम भट्टाईजीले त्यो विषयमा उहाँलाई भेटे, सबै कुरा सुनाइसकेपछि उहाँले त्यही बेला निदो गरेर 7 करोड रुपियाँ त्यही बेला छुट्याइदिनु, उहाँहरू नेतृत्वमा हुनुहुन्थ्यो, अनि 3 करोड आउँदा नआउँदै सरकार पनि गयो, मान्छे पनि गयो, योजना पनि गयो, त्यसपछि फेरि अर्को कसको चाकरी गर्न जाने, किनभने राष्ट्रिय भिजन त छैन यसलाई चलाउने भन्ने, अनि त्यो नभएपछि व्यक्तिलाई फगायो ऊ गइसकेपछि अनि फेरि अर्कोलाई त मतलबै भएन, अझ अर्कोले 7 करोड छुट्याइदिएको ठाउँ त त्यो जुठो भए जस्तो हुने अर्कोको लागि, त्यो ठाउँमा किन गर्ने, म नयाँ गर्ने, बरु बाटोमा हाल्ने।
1: यो उद्योग चाहिँ कसरी बन्द भएको
0: हो? युद्ध सुरु भयो, युद्ध सुरु भइसकेपछि चाहिँ देशव्यापी रूपमा एउटा नयाँ ढङ्गले अराजकता अनुशासनहीनता पनि अगाडि आयो, देश सम्हालिन सकेन, त्यो बढ्दै बढ्दै जाँदा यो उद्योग सम्हाल्ने मान्छे नै भएन क्या, त्यो बेला चाहिँ म्यानेजमेन्ट हुँदै भएन, जसलाई म्यानेजमेन्टको जिम्मेवारी दियो उहाँहरूले नै खुट्टा टेकेर गरिदिनु भएन, अप्ठ्यारो बेलामा चाहिँ राज्यले पनि ठेक्न पर्थ्यो, राज्यले ठेक्न सकेन, राज्य पनि युद्धतिर नै थियो त्यो बेला, यो त सुती उद्योग हो, जब कपास आउँदैन देशभित्रबाट इन्डिया र चाइनिजको कपडालाई हामीले रोक्न सक्दैनौँ, हाम्रो कपडाको कसरी चाहिँ भाउ कम हुन्छ भनेर हामी त्यो कम भाउ बनाउन सक्दैनौँ। त्यस्तो अवस्थामा त उद्योगबाट उत्पादित चिज बिक्रीमा नजाने भयो, बिक्री नभएपछि तलब खुवाउन नपाइने भयो, तलब समेत दिन नसक्ने भएपछि काम लगाउन नसक्ने स्थिति आयो। हेर्दै लाँदा अनि लास्टमा उद्योग बन्द भयो। त्यो कसैलाई दोष लाउने कुरो भन्दा पनि परिस्थितिले यस्तो ठाउँ खडा गर्यो कि राजनीतिक आन्दोलनहरूले चाहिँ आन्दोलन पछाडि उर्वर भएर चाहिँ भएका चिजहरू विकास भएर जानु पर्थ्यो नि। हामी चाहिँ के आश गर्थ्यौँ भने 62-63 को सम्झौतापछि अब सर्लकै हाम्रो सबै उद्योगहरू चल्छ र सबैले रोजगार पाउँछन्।
1: मन मर्यो तपाईँहरूलाई यो?
0: होइन, हामी त कस्तो हुन्छ नि, हामी त जहिले पनि त आशावादी हुन्छ नि मान्छे। यहाँ काम गर्ने हर मान्छेलाई मैले भेट्दा उहाँहरू के भन्नुहुन्छ, उद्योग चल्दियो भने हामी त बुढो भयौँ, हामी त सक्दैनौँ होइन, तर त्यो उद्योग चलेको हेरेर मर्न पाए हुन्थ्यो भन्ने सोच्नुहुन्छ क्या। यो मात्रै हो र यस्तो हजारौँ यस्तो उद्योगहरू छ राज्यले अन्तर्राष्ट्रिय क्षेत्रबाट पाएको सहयोगलाई सदुपयोग नगरेर व्यवस्था गर्थ्यो, सित्तै पाएको चिज जस्तो। यो सित्तै पाएको भने त एउटा परिवारलाई 4 मेसिनको हिसाबले उहाँहरूले कुनै शर्तमा दिए पनि त भयो नि यो मेसिन, अनि यहाँ गोदामै बनाइदिए। गोदाम नपाएर बहुराष्ट्रिय कम्पनीहरू नयाँ नयाँ लगानी गरिरहेछन्, उनीहरू त महिनामा 2-4 लाख खर्च गरेर उनीहरू त गोदाम पनि चलाउँछन्, त राज्यकै आमदामी हुन्थ्यो नि त। अब यो प्रविधिको त चिनमा पनि हराइसक्यो। अब अहिले त एयरजेट लगायतको अत्याधुनिक बुनाइ मेसिनहरू आइसक्यो होइन, तर त्यो मेसिन नै हामीले गर्नु छ भने पनि कहीँ देशको एउटा टावर एउटा धराएर बनाउने पैसा हालिदियो भने त हाम्रो त यहाँ मेसिन त फेरि एयरजेट मेसिन भरिन्छ नि त। अब हेर्नुहोस् 2 वर्षपछि यो सबै 486 यो मेसिन छ, 486 बम्बईको एयरजेट मेसिन जस्तो यहाँ राखिदिने भने हुन्छ कि? देश कहाँ पुग्छ त, कसले गर्ने त, कसरी सोच्ने त,
1: कसैले गर्लान् जस्तो लागेको छ?
0: खोइ अहिलेसम्म त देख्दिनँ मैले त, त्यो गहिराईमै नजाने नेताहरूमा पनि त्यो गहिराईमा नजाने, कमसेकम एउटा कुनै नेताले त त्यो गहिराईमा सोचिदिनु गरिदिनु एउटा नमुना गरिदियो भयो नि। हरिसिद्धि इन्टर टायरलाई चलाएको भए पनि हुन्थ्यो, न बुटवल धागो कारखाना, तपाईँ गैँडाकोटमा भ्रिकुटी कागत कारखाना हेर्नुभयो भने तपाईँ त्यो बिजो आखिर त्यो ठाउँमा केही भएन, भैँसी मात्रै पालिदियो भए नि त हुन्थ्यो नि, चितवनको ठाउँ हो, घाँस पाइन्थ्यो नि, के गरे के? कहाँ छ सरकार, कहाँ छ मान्छे, कहाँ छन् नेता? यो कथा व्यथाकै शिकार हो यो। यो मात्रै होइन, तपाईँहरूको यो हेटौँडा औद्योगिक क्षेत्र भएको अहिले 8 उद्योगहरू अरू पनि यस्तै छन्।

0: कस्तो राम्रो राम्रो मेसिनहरू पठाइदिएको है उबेरमा पनि
1: एकदम यो कस्तो भने धेरै प्रविधि नभएको अनि हाम्रो जस्तो मुलुकको लागि हाम्रो त विकासशील मुलुकमा रोजगारी पनि चाहिने उत्पादन पनि चाहिने दुइटै कुरो मिलाएरै पठाए उनीहरूले अत्याधुनिक मेसिनमा चाहिँ त्यो मेन पावर कम लाग्छ यसमा मेन पावर लाग्छ मेन पावर लागे पनि स्थानीय मेन पावर लाग्छ अनि स्थानीय कच्चा पदार्थ खपत हुन्छ त्यो भनेको चाहिँ के भने चाइनिजहरूले अत्यन्तै ठुलो सोचले दिएको उद्योग हो यो हामीले त्यही जतनले चलाउनु पर्थ्यो तर सकिएन अहिले पनि थुप्रै उद्योगहरूमा त्यही चिज पब्लिकले

0: सेतो कपडा मात्रै हो,
1: सिधै कोरा कपडा बजार पनि गयो यहाँबाट, अब रङ लाउने चाहिँ अरू तल छ, अरू शाखाहरू छ। कपडा चाहिँ एक टुक्रा पनि बाँकी राख्नु भएन छ। अब चोर्ने मान्छेले नि दया नै गर्नुभएछ जस्तो लाग्यो, यो त चोरी नै हो, यसरी त हटाएको छैन नि त कपडा। ल एक टुक्रा कपडा चाहिँ देखियो, यही नि हो ल, यो तयारी कपडा हो, यति वर्ष खिँदा पनि यस्तो।
0: तपाईँलाई यहाँको सबैभन्दा मिठो सम्झना भन्नु न।
1: नमिठो नै केही छैन, सबै कुरो जे सम्झे पनि यसको चाहिँ अविस्मरणीय नै हुन्छ क्या। मेरो सम जिन्दगीको सुरु नै यहीँ गरेको हो, म र मेरो परिवार दुवैजना यहीँ काम गर्थ्यौँ। उनी त स्पेनिङको अपरेटर थिइन्, म यहाँको मेकानिक थिएँ, बच्चाहरू यहीँ हेटेक्स इङ्ग्लिस स्कुलमा पढ्थे, पढाइ पनि राम्रो थियो, छ त्यही बच्चाहरू आज डिग्री पास गरेका छन्। यो जिन्दगीको सुरुवात र अन्त्य नै यसैको प्रारूप भए हुनाले यहाँ अविस्मरणीय नै छ सब कुराहरू।
0: के हो यो?
1: यो एउटा असाध्यै महत्त्वपूर्ण ठाउँ हो यो। यहाँ यो तल्ने बेलामा कोही पनि मान्छेहरू यहाँ आउनै सक्दैन। यहाँ यो फाइन हो, यसको आवाज यति ठुलो आउँछ कि तपाईँको अब हेलिकप्टर भन्दा अलिकति बढी आवाज। यो भरि पानी हुन्छ यहाँ, यो सबैमा यो ट्याङ्की हो, यो उतासम्म छ। यो तल पानी छ, अनि यहाँ चाहिँ पानीको फोहरा यसले हावा दिन्छ, अनि त्यो पानी पानीलाई चाहिँ एकदम पुरै चिसो बनाइदिन्छ। हो त्यो चिसो बनाएको पानी हावा चाहिँ यसको तलबाट जान्छ फेरि।
0: अनि यो तापक्रम मिलाउनलाई हो यो?
1: हो, त्यो अघि मैले ह्युमिडिटी भने नि, यही एयर कन्डिसन, यही यही फ्यान चलेर
0: एयर कन्डिसनर यो भनौँ,
1: यही यही फ्यानबाट उत्पादन हुने। यसले हावालाई सक गरेर पानीको फोहराबाट अनि उतापट्टि लैजाने हो। तातो चाहिँदा चाहिँ बोइलरबाट ग्यास ल्याउने हो, होइन, बोइलरको तातो हावाभित्र छोड्ने हो, अनि जब चिसो चाहियो अनि यो चलाइदिने। यो माथिबाट यो पुवालहरू ठाउँ ठाउँमा छ नि, यसको चाहिँ यसैबाट आउँथ्यो र यस्तैबाट यो सबैतिर जाने हो।

0: 2051 में
1: 12-10 में एउटा कपडा उद्योग कति मिटर भयो भनेर उहाँले यसरी लेखेर दिनु थियो। फेरि यहाँ भित्र भएको सामानहरू सबै त्यतिकै थालेको छ, काम पाइने जति सबै धेरै जस्तो सामानहरू चोरेको हराएको पनि देखिन्छ यहाँ।

सामान्य चाहिँ यो सामान्य स्याहार सुसारले पनि यो उद्योग राम्रै हुन्थ्यो, सबै भद्रकोलै भाषा के, कमसेकम सफाइमा दुई चारजना मान्छे राखिदिने हो भने पनि उद्योग चाहिँ एउटा स्तरमा बस्थ्यो। यो सबै चिज अहिले देशको कुनै न कुनै ठाउँमा उपयोग भइरहेकै छ, यो खेर फाल्नुपर्ने कुनै चिजै छैन। यो त्यसरी यो त अहिले कौडीको मूल्यमा पाउने जस्तो गरेर फालिरहे यत्तिकै, कसले हेर्ने? यो कोही त हुनुपर्ने गार्जेन, कोही पनि छैन। आज होला, भोलि होला, पर्सि होला, त त्यो मान्छे कुर्ने मान्छे कुर्या कुरे। यो उद्योगले पनि त्यसै गरी कुरिरहेछ खुवाउला भनेर। जेन्जीहरूले त्यत्तिकै विद्रोह गरेको होइन, केही ध्वस्त भएको छ, केही भएको छ। म त एक इन्च पनि उहाँहरूले दोष लगाउने ठाउँ देख्दिनँ कि। यति सामन्ती मनोविज्ञान जकडिएको छ कि त्यो जकडिएको ठाउँ न त्यही हो कि भन्ने उहाँहरूले शङ्कै थियो कि, त्यसलाई तोड्न पायो भने नफर्किन्छ कि भन्ने। तर अहिले फेरि पनि उहाँहरू दङ्ग पर्नुभएको छ, अझै तपाईँको त्यो सामन्ती सोच अझै फर्केको छैन कसैको पनि। त्यही सोचमा फेरि त्यही

मा अलि दिन त सोच्नुभयो, तर अलि दिनपछि अहिले हेऱ्यो भने अधिकांश मान्छेहरूको मनोवृत्ति फेरि त्यही राणाकालीन सामन्ती सोचमै छ। यो उद्योग यस्तो हुनुको अर्थ हाम्रो देश यस्तै छ भन्ने हो नि त, यो त नमुना हो नि। यो उद्योग जस्तो छ हाम्रो देशको अनुहार यस्तै छ, कोही आउनुपर्छ कसैले फेर्नुपर्छ। एकातिर त्यस्तो छ, अर्कोतिर अघि मैले भने जस्तो गरिबीको खाल्डो छ, यही चिजले विद्रोह जन्माउने हो नि त, गर्नै पर्छ। अब आउने सरकारले गरेन भने अहिले जति ध्वस्त भएको छ नि योभन्दा धेरै ठुलो ध्वस्त हुन्छ। यो चाहिँ हाम्रो बोइलरबाट स्टिम आउने ठाउँ हो, यो असाध्यै महत्त्वको ठाउँ। मैले ह्युमिडिटी तापक्रम मिलाउने भने नि यहीँबाट खोलेर चाहिँ यो तापक्रमहरू कुन ठाउँमा कति पठाउने, कति गयो भन्ने कुरा हुन्छ र यो चाहिँ यो मेन फाइनल ठाउँ, यो इलेक्ट्रिकको मेन स्टेसन, यहीँबाट पुरै उद्योगभरि यो विद्युतको चाहिँ सप्लाई हुने सब स्टेसन जस्तो। यो चाहिँ यसमा हजारौँ यस्तो सानो सानो चाहिँ उपकरणहरू छन् जुन मार्फत कुनै एउटा शाखाको मात्रै काट्नु पऱ्यो भने यहीँबाट काट्नु पऱ्यो, दिने पनि यहीँबाट हो सबै कुराहरू। यहाँ यो त एक किसिमले भर्खरै युद्ध सकिएको मैदान छ, लड्नु पढिरहेको छ, झुन्डिनु झुन्डिरहेको छ, गल्नु गलिरहेको छ। अबको केही समय यतिकै छोड्ने हो भने त पुरै उद्योगको हालत यही हुने स्थिति छ। काम गर्दा गर्दै सफा गर्दै बनाउँदा बनाउँदै यतिकै छोडेर मजदुरहरूको विदाई भएको छ।

0: रङ्गाइ तथा छपाई विभाग
1: 18-18 को सिटिङ भयो, सर्टिङ भयो, ड्रिल भयो. सिटिङ सर्टिङ ड्रिल भनेको पैँटको लागि हुने कपडा, सर्टिङ भनेको त्यही भएर सिटिङ सर्टिङ ड्रिल भनेको. 18 काउन्ट भनेको त्यसको चाहिँ त्यो धागोको के अरे मोटाइ,
0: कुन धागोले
1: कुन काउन्टको धागो, कुन नम्बरको धागोको बनाए. यहाँ बसिसकेपछि यो कपडा चाहिँ सर यो माथि गएर अनि कपडा तल आएर अनि यो भित्र चाहिँ अब यहाँबाट त्यो सिसा जस्तो हुन्छ, यहाँ सिसामाथि चाहिँ आगोको ज्वाला नै राखेको हुन्छ. त्यहाँ त्यो जुन कपडा बुन्दाखेरि पनि निस्केको भुवाहरू हुँदैन, तल माथिको माथिबाट पनि तल पनि आगोले सुर हान्ने
0: क्या,
1: धुराधुरी छ नि त्यो सुर र जल्छ. यो जलिसकेपछि अनि अनि यहाँ आउने बित्तिकै यहाँ पानीमा अब चोबलिहाल्यो यो. अब यहाँबाट धुन सुरु भएको कपडा हजारौँ मिटर कपडा यसमा थुप्रिन्छ, यसैमा यसैमा, अनि यहाँबाट फेरि यो कन्टिन्यू नै जान्छ. यो त्यो जलाउने झुरामुरा हटाउने र अनि माड पखाल्ने काम यसबाट सक्यो. अनि यो कपडालाई चाहिँ के गर्ने भन्ने यसको तिनवटा बाटोहरू छ. एउटा चाहिँ यति धोइसकेपछि धोएको कुरा कपडा पठाइदिने, माड हटाएको अघि माड भगै पठाइदिएको थियो, यसबाट त्यो धोएको कुरा कपडा पठाइदिए भयो. त्यसलाई क्लोरिन हालेर एकदम सेतो बनाउने हो भने यहाँदेखि पलसेरसम्म पुगेर अनि त्यहाँबाट घुमेर यहाँ आइपुग्दा चाहिँ टक टकाउँदो नैनसु जस्तो कपडा यहाँ निस्कियो. अब कसैलाई सेतो मात्रै कपडा चाहियो भने अब यहीँ पास भयो, पहिलो भुइँबाट पास भयो, दोस्रो यहाँबाट पास भयो, तेस्रो यहाँबाट पास भयो,
0: तिन थरी निस्के कपडा
1: तिन थरी. अनि यहाँ चाहिँ अब टेक्क पारेको कपडालाई चाहिँ अब यता ल्याउने हो. यसमा त्यस्तो कपडाले ल्याएर यति मेसिनहरूमा चाहिँ एक एक रङ जे गरे पनि गर्ने, हरियो निलो रातो साडी जे प्रिन्ट गर्ने हो एक रङ प्रिन्ट यहाँ गरिदिने हो. यसमा चाहिँ सिङ्गल रङ लगाउने, रङ बनाएर ट्रेमा हालिदिइसकेपछि यो रोलरमा बेरिन्छ कपडा, यो रोलरबाट बेरिएर त्यसमा बेरिन्छ, त्यसबाट फेरि यो क्या उल्टो सुल्टो उल्टो सुल्टो दुई तिन राउन्ड गरेपछि सबैतिर रङ लाग्छ अनि सुकाउँछ.

0: यहाँ रङ भएको रोलर हुन्छ नि त्यसलाई सुकाउने ठाउँ मेसिन चाहिँ यो फेरि यसले यो पाइपबाट स्टिम गएको हुन्छ यो भित्र अनि यो रोलर अलग तातेको हुन्छ यो तातेको रोलरमा कपडा लाग्दा अनि त्यही सुक्दै जाने हो यो चाहिँ चाइनामा पनि थोरै भएको मेसिन मात्र यति महँगो यति महत्त्वको मेसिन हो यो अब यो यहाँ अहिले कौडीको मूल्यमा यहाँ फालिएको जस्तो छ यसलाई चाहिने कति कलर बनाउने हो सबै रङको यहीँबाट जस्तो एक दुई तिन चार पाँच छ सात आठ दुई सोह्र कलरसम्म एकैचोटि प्रिन्ट गर्न सक्छ यो मेसिनले कपडामा बुट्टा हान्ने बुट्टा हान्ने सादा भएपछि रङ्गिन भयो हामीले साडी बनाउँदाखेरि साडीलाई एकपल्ट यहाँ घुमाउनु पर्ने हो के को निम्ति भन्दा त्यो पारीको लागि के त्यो चाइनिजहरूले भन्छ चाइनामा पनि यो थोरै मेसिन छ यो त्यस्तो राम्रो मेसिन हो एक ताका त आठ दसजना दसजना भन्दा बढी आर्टिस्टहरू निरन्तर खट्नुपर्ने बुट्टा बनाउन उनीहरूलाई कस्तो कस्तो डिजाइन निकाल्न सक्छन् आफैले हेर्ने बुट्टा निकाल्ने बुट्टा निकालेर कम्प्युटरमा हाल्ने रोलरमा प्रिन्ट गर्ने
1: के रहेछ यहाँ
0: आर्टिस्टहरूले निकालेको यो डिजाइन हो कि यहाँ यिनीहरूले डिजाइन यो जुन निकालेका छन् नि यो कतिपल्ट छाप्नु पर्यो भनेर यो कुरा गरे कि यो कतिपल्ट छाप्नु पऱ्यो कसरी यो मध्ये कुन कलर गर्ने भनेर अब यो 192 नम्बरको कुनै एकजना आर्टिस्टले निकाल्नुभयो यो होइन उहाँले यो बेस सबै कुरा दिनुभयो अनि यो कुन ढाँचामा निकाल्ने भने यो पनि अप्सन दिनुभयो एक एक कलाकारहरूले पहिले यो डिजाइन बनाएर कम्प्युटरमा हालेर कम्प्युटरबाट अनि रोलरमा कुदेर

0: कहाँ कहाँ जान्थ्यो सर यो कपडाहरू?
1: माग पुरा गर्न सक्दैन थियो उद्योग चलन्जेलसँग, कति बोलेछ अहिले पनि आवाज आउँछ। प्योर सुती नेपालगञ्जको कपासको कपडा सबै। यो मेसिनको काम चाहिँ कपडाको अरजलाई तन्काइदिने कि, त्यता खुम्चेको ओरेको केही भाग कपडा हुन्छ नि आफ्नो गजबाट दायाँ बायाँ गएको, त्यसलाई चाहिँ आफ्नो जे साइज हो साइजमा ल्याइदिने यसले। यसले साइजमा ल्याइसकेपछि यहाँ चाहिँ अब लास्टमा यो कपडाहरूलाई चाहिँ गुणस्तरको छ कि छैन, अगाडिबाट डबल लाइट दिएर त्यो कपडा चाहिँ ठिक छ कि, हामीले बजारमा पठाउँदा त्यो कपडा ठिक छ कि छैन फाइनल यहाँ चाहिँ चेक गर्ने, सबै हेरेर आएपछि अनि यसले चाहिँ फोल्डिङ गर्ने। अब यहाँ एक एक मिटर गरेर यहाँ पट्याउने, पट्याइसकेपछि अब कति मिटर भयो भनेर गणना गरेर लेखेर अनि यहाँबाट चाहिँ अब यो डिस्प्याच। सर्वाङ्ग उत्पादन हो यो कपास, लगेर त्यो त्यो तपाईँलाई देखाएको ढोकाबाट जुन कपास छिर्यो त्यो कपास बिहा भएको फोहोर भएको कपास छिरेको हो, र यहाँ आउँदा यो खाले रङ्गिन भएर यो ढोकाबाट निस्क्यो। आज आज पनि यसको चाहिँ मजबुती सुन्नुहोस्, यो करिब करिब 20 वर्ष पुरानो हुनुपर्छ यो कपडा। यो कपडा यहीँ यहीँ निकालेको पेन्ट कपडा, अहिले खुब चलेको छ नि महिलाहरूले लगाउने सुरुवाल, यो सुतीको यो प्रिन्टको सुरुवाल बनाएर बेच्ने हो भने 1,00,000 पिस त तपाईँको हिँड्दा हिँड्दै बिक्री हुनेवाला छ, त उद्योग कसरी चल्दैन। कति धेरै नेग्लिजेन्स छ क्या यो। ल द इन्ड भयो।

0: उद्योगको दिन चाहिँ कहाँ भएको थियो?
1: यो उद्योग चाहिँ 2032 सालमा यसको सम्झौता भयो। 32 सालको अन्त्यदेखि 33 सालदेखि यो बन्नै सुरु भयो। 34, 35, 36मा यो बनेर 35 अन्त्यतिरै बनेर यो सक्यो। 36 सालदेखि यो चाहिँ प्रोडक्सनमा गयो। 36 देखि 46 सालसम्म यो उद्योग राम्ररी चलेर 46, 48 त हामीले 2 वर्ष बोनस पनि खायौँ। 48 सालसम्ममा राम्रैसँगले उद्योग चल्यो अनि 48 भन्दा

पचास एकाउन्न हुँदै हुँदै 54 पुग्दाखेरिमा उद्योग अलिअलि ढलफलाउन थाल्यो. सरकारको र कर्मचारीहरूको प्रशासनहरूको खासै ध्यान भएन. त्यहाँ माओवादी युद्ध सुरु भयो. दोहोरो लडाइँ चाहिँ सुरु भइसकेपछि अनि त्यो मारमा यो पनि पर्यो. यो पर्दै जाँदा 54 यसको स्थिति मजाले खस्कियो र करिब 58 गइसकेपछि यो बन्द प्रायः नै भयो. 58, 59, 60 बन्द रहेर पनि मान्छेहरू यसो आउने जाने गरे. अन्तमा यो 64 त पुरै नै बन्द भयो. आफ्नो शरीर आफैले सम्हाल्न नसकेर लड्ने कुनै चिज हुन्छ भने यो उद्योग ठिक त्यही चिज भयो कि. अरू सम्हालिदिने कोही पनि भएनन्. एक एक अङ्ग यस्तो बिग्रिँदै गयो कि त्यो अङ्ग उपचार गर्न नि सामान्य उपचारले सक्दैन. एक एक गर्दै धेरै अङ्ग बिग्रिँदै गएपछि कहिलेकाहीँ गाउँघरतिर ठुलो गाई भैँसी किनेर लिएर आए हुन्छ नि, जुन भैँसी एक एक गरेर लडिसकेपछि उसलाई उठाउने तागतै हुँदैन. गोवलपुरको एउटा किसान जसको 10 जमिन छ, त्यो 10 एकीकृत गरेर कपास खेती एकीकृत कपास विकास समितिले त्यो खेती गरायो, खेती लगायो. अर्को वर्ष सुन्दा कपासको भाउ घट्यो, अर्को वर्ष सुन्दा त खोइ कताको उद्योगै बन्द भयो अरे, अब जाँदैन अरे कपास, अब लाउनु पर्दैन अरे भनेपछि अब ठुटा काटेर अनि जौ रोप्नु परेन अथवा मकै छर्नु परेन. उनीहरू त अहिलेको पछिल्लो विकसित औद्योगिक आश्रयमा पुगिसके मान्छे फेरि परम्परागत कृषिमा फर्किनु पर्यो. त्यो कति ब्लन्डर फिर्ता छ. त्यो खपिसक्नु फिर्ता नै होइन नि, त्यो फिर्ता भएन, ब्लन्डर फिर्ता हो. त्यो राम्ररी गहिरिएर त्यसलाई राज्यले अध्ययन गर्ने कुरा गरिदिएको भए यो त हुँदैन थिएन. जरा पनि हाँगोले पनि माथिको छानुहरू बिगारिदियो. पुरै कपडा उद्योगभरि गुलमर फुलेर रातम्मे हुँदा र रङ्गीन मान्छेहरू पुरै काम गरेर फर्किँदा रङ रोकनले झिलिक्क भए फ्याक्ट्री. त्यो बेला त यो चाइनिजहरूले दिएको अनुपम नमुना थियो नि. यो चान्चुने चिज थिएन. चाइनिजले दिँदा पनि उनीहरूले कम सोचेर दिए होइन, मैले तपाईँलाई धेरै भने नि. अनि हाम्रो लागि पनि कम महत्त्वको थिएन यसलाई. चीन राष्ट्रले नेपाललाई दिएको उपहार ठानेर यसलाई कुनै हालतमा बिग्रिनु दिनु हुँदैन थियो. चिनको चिनो हो नि त यो त.

0: यो ठुली उकाली दामोदर पहाडको उकालोले सातो खाएको छ। यो वरिपरि यो बालुवै बालुवा भएको सबै यो बालुवाको ढिस्कोहरू पर परसम्म यसरी नै उठेको छ। अर्कै संसार अर्कै दुनियाँमा आएको आवाज।
1: यो यात्रा दामोदर कुण्डको यति चुनौतीपूर्ण यात्रा, तर यहाँ हिँड्नुको नतिजा पनि गजबकै पाइन्छ। दामोदर कुण्ड पर्यटक जान्छन् तर हिँड्दैनन्, घोडाबाट मात्र सम्भव ठानिन्छ यताको यात्रा।
2: जय दामोदर कुण्ड,
1: घोडा चढ्नुपछि कारण छ। यो एकै दिनको यात्रामा 5200 र 5700 मिटरको दुईवटा पास तर्नुपर्छ। हिँडेर जानु मूर्खतै मानिन्छ, तर हामीले यही मूर्खै नै रोज हिँडेरै दामोदर कुण्ड पुग्ने। यात्रा गाह्रो असम्भव होइन, तर यो यात्रा हिँडेपछि पुग्ने गरी नै हिँड्नुपर्छ। बिचमा कुनै सहारा पाइँदैन, बिचमा बास बस्ने कुरै हुन्न, ओत लाग्ने ठाउँसम्म छैन।
0: यो डाँडा कट्नुपर्छ, हुन चाहिँ अब यो सानो देखिएला तर अब निकै छ। यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि
1: पहिले 5200 मिटर उक्लिने र तल झर्ने, त्यसपछि 5700 मिटर उक्लिने अनि फेरि 5000 मिटर झर्ने। भन्न सजिलो तर यो लेकमा हिँड्न गाह्रो। हामीले 13 घन्टा लगायौँ दामोदर कुण्ड पुग्न। यो यात्रामा लिन सक्ने जति सबै अनुभव पाइयो। दामोदर कुण्डको सामिप्यता पाइयो, चक्रकुण्डको यो प्राकृतिक चक्र देख्दा दङ्ग परियो, बालुवाको मरुभूमि कटेर यहाँ आइपुग्दा अन्त काहीँ नपाइने कुराहरू भयो।
0: सातो ठाउँमा हुने चिज हो त्यो, यहाँ फल्नु भनेको चाहिँ यहाँ त अब यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ अचम्मकै कुरो। तपाईँहरूको गाउँतिर पनि कुछ हुँदैन नि त।
1: ल आउनुहोस्, आज अचम्म

0: ठाउँहरू घुमौ। दामोदर कुण्ड कसरी पुग्न सकिन्छ त सम्पूर्ण रूपमा हेरौँ।
1: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु।
0: पोखराबाट हामीले हिमालपारीको जिल्ला मुस्ताङ प्रवेश गर्यौं। मुस्ताङको सजिलो ठाउँका धेरैवटा स्थान घुमिसक्यौं हामीले। अप्पर मुस्ताङको लोमान्ताङ छेउको यो चराङ गाउँ हो। यहाँबाट एकतर्फ लोमान्ताङ हुँदै चिनको कोराला नाका जोड्ने सडक जान्छ, तर हामी यहाँबाट पूर्व छिर्नेछौँ। केही थाङ हुँदै चिनको कोराला नाका जोड्ने सडक जान्छ, तर हामी यहाँबाट पूर्व छिर्नेछौँ। केही मोटर सडक र फेरि कष्टकर पैदल यात्रा गर्नेछौँ। अब
2: हामी अहिले चाराङ गाउँमा छौँ। चाराङ गाउँबाट हाम्रो यात्रा दामोदर कुण्डको एकदमै चुनौतीपूर्ण यात्रा छ, किनभने हामीले 5600 मिटरको पास, 5200 मिटरको पास तरेर फेरि तल झरेर दामोदर कुण्ड पुग्नुपर्छ। लेक लाग्ने समस्या उस्तै छ र अहिले चिसो उत्तिकै छ, माथि बर्खाको मौसम हो, तर दामोदर कुण्ड जाने समय पनि यही हो। हामी यहाँबाट अब फेरि यारा घारा गाउँ कट्दै माथि ठाटीमा बस्ने हाम्रो आजको योजना छ। हामी घाराभन्दा पनि केही अगाडिसम्म चाहिँ मोटरसाइकल जान्छ भन्ने सुनेका छौँ। अब यो उकालोमा फेरि तान्दिरहेका दुईजनासँग एउटा मोटरसाइकलमा प्रयास गर्नेछौँ, कहाँसम्म पुग्नेछौँ, र त्यहाँबाट फेरि पैदल हिँडेर आज ठाटी पुग्ने योजना छ। बिहानै हामी यो चराङ गाउँबाट निस्किँदैछौँ।
0: हामी अघि बढ्यौँ दामोदर कुण्ड लक्ष्य राखेर। यो चराङ गाउँ दामोदर कुण्ड जाने आधारको गाउँ हो, जुन पोखराबाट लोमान्ताङ आउने मुख्य सडकमै पर्छ। गाउँ सकियो, तल खोज रहेछ, हामी खोला झर्नुपर्ने रहेछ। अब सडक अवस्था र पदमार्गको विषयमा हामी अनभिज्ञ नै छौँ, सोध्दै खोज्दै नै जानुपर्ने अवस्था छ। हेरौँ पुगिएला जसरी पनि। हामी तल झरेर नदी किनारमा आयौँ। यो सायद कालीगण्डकी नै हुनुपर्छ, कालीगण्डकी या यसको कुनै शाखा नदी हो यो। हामी नदी किनार नै बढ्यौँ, जानुपर्ने त अर्कोतर्फको पहाडतिर हो। यहाँ नदी तर्ने पुल यता रहेनछ, सायदै पर कतै पक्की पुल होला। यताको भूगोल यस्तो छ, हरियालीको कुनै नाम नै छैन, पुष्प डाँडाहरू छन् वरपर सबैतिर, वारी यस्तो, पारी पनि त्यस्तै नै छ।

0: पुल तरेर हामी यो वल्लो भित्तामा आयौँ। यता हामी जानुपर्ने त उचाइतर्फ नै हो। यता केही हरियाली छ, यहाँ सानो गाउँहरू पनि रहेछन्। सुर्खाङ गाउँ र धी गाउँ देखियो।
1: अब कता जाने र? दुईटा बाटो छ,
2: हामी अल्मल्यौँ यहाँनिर। अब यता सुर्खाङ भनेर चाहिँ लेखेको छ, अब यहाँ अर्को दो बाटो छ, तर के समस्या भने अलि तलतिर पनि हामीले एउटा बाटो छोड्यौँ। यहाँ एउटा म्याप त छ, म्याप मैले हेरेँ, तर म्यापमा के छ भने दुईवटा बाटो मात्र छुट्याएको छ। अब त्यो दुईवटा बाटो यो हो कि दो बाटो त्यो हो, अब यसो नलाई मान्छे अनि भेटिएन, अब के गर्ने?

0: हामी जानुपर्ने त उचाइतर्फ नै हो, त्यही भएर उकालो बाटो लियौँ र बढ्यौँ। कोही भेटिए सोध्नेछौँ, बाटोको जानकारी लिनेछौँ।
1: यो यहाँ रहेछ, यो हनुमान चराहरू बस्दो रहेछ त्यो दुलोमा, हेर्न गिद्ध गिद्ध बस्दो रहेछ, चिल हो कि गिद्ध हो यो, त्यो दुलो दुलोमा त गिद्धहरू चिलहरू बस्दो रहेछ।
2: यो गिद्धको त तपाईँहरू गिद्ध लामो हुन्छ होइन,
1: यो चिल जस्तो लाग्छ,
2: चिल होला यो।
0: हामी यारा गाउँ छिर्दैछौँ, यारा पुगेपछि निश्चित भयो हामी सही बाटोमै छौँ। हामीले यारा र घारा दुईवटा ठुला गाउँ कट्नुपर्छ भन्ने जानकारी लिएका थियौँ। यो यारा गाउँ वरिपरि सबै पहेलपुर पुस्ता डाँडाहरूको बिचमा हरियाली स्थानमा बसेको छ गाउँ। यताका परम्परागत घरहरू अत्यन्त राम्रो लाग्छ मलाई, यी माटोको घरहरू, गाउँ राम्रो छ, सुविधा पुगेको छ, सडक विद्युत सबै, हाल त चिन नाका खुलेको छ, व्यापार सजिलो छ। यस्ता चिनिया मोटरसाइकलमा चिनकै व्यापारीले सामान पसलसम्म पुर्याइदिन्छन्।

0: टाढागाडा दुई गाउँ बीचको यो स्थान निकै रमाइलो लाग्यो। रोकिएरै हेर्यौँ हामीले, पर परसम्म आँखा अगाउन्जेल हेर्न पाइन्। हामी तल झरेका थियौँ, फेरि केही उचाइ लिँदैछौँ। सडक छेउ ससाना यस्ता बोट बुट्यानहरू थपिँदै गयो। अब यस्तै बुट्यान र हरियो चौथ पशुका निम्ति चरण क्षेत्र हुन्। यता घोडाहरू चढ्दै गरेको देखियो। दामोदर कुण्ड पुर्याउने घोडा यिनै हुन्। हामी घारा आइपुग्यौँ। निकै ठुलो बस्ती देखिँदैछ घारामा। सबै उस्तै माटोका घरहरू भएको गाउँ छ यो। समुद्री सतहभन्दा करिब 3900 मिटर उचाइमा अवस्थित घारा गाउँ दामोदर कुण्डतर्फको यात्रामा यो नै अन्तिम गाउँ हो। अब यसअघि निर्जन ठाउँ छ। दामोदर कुण्ड जाँदा पर्यटकहरूले प्रायः घोडा रोज्छन्। घोडाको बन्दोबस्त यतै गर्नुपर्ने हुन्छ। यस यात्रामा दुईवटा अग्ला डाँडाहरू कट्नुपर्ने हुन्छ, एउटा 5200 मिटर अग्लो र अर्को 5700 मिटरको। हिँडेर जाँदा निकै कसरत गर्नै पर्छ, जोखिम उत्तिकै रहन्छ। त्यसैले यतै गाउँतिरै घोडाको बन्दोबस्त गर्नु उचित हुन्छ।
1: समुद्री सतहदेखि करिब 3900 मिटर माथि आइसकेका छौँ हामी। यो गाउँलाई घारा भनिन्छ। अब घारा चाहिँ दामोदर कुण्ड जानको लागि अन्तिम गाउँ पनि हो। यहाँदेखि माथि गुम्बा छन्, तर बस्नको लागि ठाँटीहरू छन्। अहिले यो साउनको समयमा चाहिँ मुक्तिनाथ मन्दिरद्वारा चाहिँ यहाँनिर चाहिँ खाने बस्ने सुविधाहरू प्रशस्त छ, ठाउँ ठाउँमा छ। अब हामी यहाँनिर खाना खान्छौँ। अलिक अगाडिसम्म चाहिँ मोटरसाइकलै पुग्ने भन्ने जानकारी पायौँ, त्यो कारणले हामी मोटरसाइकलमै केही अगाडिसम्म जान्छौँ भने त्यहाँबाट चाहिँ पैदल हिँड्नुको विकल्प छैन।
0: अन्तिम गाउँ घारा निकै पृथक देखिन्छ। वरिपरि फुस्रो पहेँलो जमिन बिच बसेको घारा गाउँमा थोरै खेतीयोगी जमिन देख्न सकिन्छ। तलबाट खोला बहनाले पानीको स्रोत छ। पानी नहुँदो हो त यस्तो स्थानमा बसोबास सम्भव नै हुँदैन। कुनै अरबी मरुभूमि समान देखिन्छ यो स्थान। हामीले घारामा खाना खायौँ। यहाँ खाना खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू छन्। सडक यहाँसम्म मात्र छैन, माथिको डाँडासम्मै पुगेको रहेछ। हामीले माथि डाँडासम्मै मोटरसाइकल पुर्याउने निधो गर्यौँ। घोडा लैजाने र नलैजाने भन्ने विषयमा हाम्रो पनि सल्लाह भयो। अहिलेको मूल्य अनुसार प्रति घोडाहरू 10,000 पर्दो रहेछ। माथि गाडी पुग्ने अन्तिम स्थानबाट घोडाले सवार गराउने रहेछ। ओह्रालोमा झर्नुपर्ने र उकालोमा मात्र घोडाले चढाउने हुँदो रहेछ। यहाँ गाउँमा बुझ्दा सबै पर्यटक घोडामै जाने गरेको बुझ्यौँ, तर हामीले आफ्नो खुट्टामा विश्वास राख्यौँ, हिँडेरै जाने दुस्साहस गर्यौँ।
1: लाग्यौँ हामी खाना साना खाएर यो घाँडा गाउँबाट, थाहा छैन कहाँसम्म मोटरसाइकल पुग्छ, जहाँसम्म अन्तिम पुग्छ त्यहाँसम्म पुर्याउनेछौँ। र आज कसरी हिँड्नुपर्छ माथि पुग्नलाई, किनभने अलिकति ढिलै भइसक्यो। भरे जे होस् 7 सम्ममा हामी छाँटी चाहिँ पुगेर बस्ने हाम्रो योजना छ। हामी कहाँ गएको गएको, अब गएको गई यस्तो छ। यता दाहिनेतिर हेरौँ, माथिको डाँडासम्म बाइक पुग्छ।
0: यता अहिलेको डाँडाहरू छिचोलेर माथि जानुपर्ने, कति माथि कति माथि, जे होस् अब यात्रा रोचक हुनेछ। यता देब्रेतर्फ माथि अर्को रोचकता देखियो, अचम्मको स्थान। जमिनबाट 81 माथि उठेको डाँडाको चुच्चे पहाड, यही पहाडको माथि अनाकन्टारमा बसेको लुरी गुम्बा, वरिपरि प्राकृतिक मानेजै देखिने चुचुराहरूको मध्यमा छ लुरी काबुङ। महत्वपूर्ण लामाको मृत्यु पश्चात उनीहरूको सम्झनामा जुन छोर्तेन बनाइन्छ त्यसैले काबुङ भनिन्छ। भनिन्छ यो क्षेत्रमा 21 काबुङ छन् रे, जसमध्ये 3 मात्र पातला आएका छन्। एउटा काबुङ यहाँभित्र छ, लुरी काबुङ, आफै उत्पत्ति भएको सिसाको छोर्तेन छ रे त्यहाँभित्र। यस्तो भिरमा रातो रङको 3 तल्ला भएको गुम्बा हेर्दै विचित्र देखिन्छ। लुरीको अर्थमा लु भनेको नाग र री भनेको पहाड। पहिले यता नागले दुःख दिन्थ्यो, जसकारण गुम्बा बनाउनु पर्यो। यहाँभित्र काबुङ छ, त्यही भएर पुरा नाम चाहिँ लुरी काबुङ गुम्बा। समुद्री सतहभन्दा 4000 मिटर उचाइको लुरी गुम्बा लामाहरूको ध्यान गर्ने स्थान पनि हो। यहाँ लामाहरूले 3 वर्ष 3 महिना 3 दिन बसी ध्यान गर्थे। यहाँ लामाहरूको ध्यान कक्ष झ्यापा मोलिनु छ, जहाँ हर कोही जान पाउँदैनन्। महिलाहरूलाई वर्जित छ र पूजा गर्ने लामाले मुख छोपेर मात्र जानुपर्ने हुन्छ। हामी लुरी गुम्बाबाट अझ अघि बढ्यौँ। लुरी गुम्बाकै फेदीमा यस्तो संरचना देखियो, सायद गुम्बाकै भाग हो कि त यो, यसै भन्न सकिएन। अब यो नै अन्तिम मानवीय संरचना। यसअघि 2 ठाउँमा ठाँटी छन्। त्यसबाहेक अन्य मानवीय संरचनाहरू भेटिने छैन। हामी पहिले खोला झर्ने रहेछौँ, त्यसपछि भयङ्कर उकालो देखिँदैछ। 4000 मिटरभन्दा थप उचाइ चढ्नेछौँ हामी।

0: माथि मरेर बाइक तानु तान्न चाहिँ हेरौँ यतिको सामान त सजिलो भयो ल, तल निकै अप्ठ्यारो थियो। अब यहाँ चाहिँ केही सजिलो आयो, हामी माथि उचाइ लेकोहरूले अचानक चाहिँ एक्कासी चाहिँ चढेको उकालो पार गर्दैछौँ, हेरौँ यहाँ अगाडिदेखि अप्ठ्यारो आयो। हरियो हरियो हरियो डाँडा पो आयो त माथि आएपछि त फेरि। अब हामीले त्यो छर्लक्कै डाँडा काट्नुपर्छ, मोटरसाइकल चाहिँ त्यही डाँडा कटेर कटेर राख्नुपर्छ हामीले, र त्यहाँबाट हिँड्नुपर्ने हुने रहेछ।
1: हामी 4000 क्रमशः 41-42 हुँदै अघि बढ्दै गयौँ। मोटरसाइकलको शक्तिमा पुरै रास आएको छ, तान्नै सक्दैन साधारण उकालोमा पनि।
0: ल एकछिन हामी बिसायौँ यहाँनिर, यो मोटरसाइकलको इन्जिनलाई पनि आराम दिनु पर्यो, उकालो सानो छैन। यो फेरि अलिकति गलत चाहिँ गलत हो, हामीले एकैचोटि तलबाट यति धेरै माथि आउनु चाहिँ यो एक्लोमाटाइसनको नियमले मान्दैन, शरीरलाई एकैचोटि अक्सिजन लो भएको ठाउँमा पुर्याउनु हुँदैन। तर पनि अब बाध्यता हाम्रो, केही समय भए पनि दूरी घटाउँ, मोटरसाइकल जानेसम्म चाहिँ प्रयासै गरौँ भनेर हो। हामी हिँडेको बाटो तल, अब यो कहाँ हो कहाँ हो चिनिँदैन, गाउँ छोडेर थोरै आइएन, खाना खाएको गाउँ तल घारा, त्यहाँबाट पारीको ठाउँहरू चिनिएन, अब कुनो कुनो उता सबै सानो सानो थुम्को जस्तो देखिन थाल्यो। हुन चाहिँ त्यो विशाल विशाल पहाडहरू हुन् त्यहाँनिर, सबै पहेँलो सेतो अनि पारीको चाहिँ निलो देखिन्छ। अब हामीलाई अहिले साँच्चै भन्दा चाहिँ कहाँ गएको गएको, कति टाढा गएको गएको जस्तो अनुभव भइरहेछ। अब त हामीले गाउँघर पनि भेट्ने छैनौँ, माथि चाहिँ त्यो ठाटीमा चाहिँ मान्छेहरू हुनुहुन्छ अरे, त्यो कारणले आशा छ मान्छेहरू भेटिनुहुन्छ भन्ने चाहिँ। तर आज अब मोटरसाइकल राखेरै हामीले हिँड्नुपर्ने अवस्था छ, बिस्तारै बिस्तारै जान्छौँ, समय त छ, जे होस् बेलुकासम्ममा ठाटी पुग्यो भयो।
1: समतलमा सहजै उक्लिन्छ मोटरसाइकल, उकालोमा तान्दै तान्दैन, एकजना ओर्लिनुपर्छ, एकजनालाई मात्रै चाहिँ लान्छ मोटरसाइकलले।
0: तान्दैन हौ तान्दैन,
1: हामी माथि चौर भए ठाउँमा आइपुग्यौँ, समुद्री सतहभन्दा 4950 मिटर उचाइमा। यहाँ जङ्गली जनावरहरू प्रशस्त देखिँदैछन्, सायद यी नाउर हुन्, जङ्गली भेडाहरूको बथान ठुलो रहेछ यहाँ। यो ठुलो चौर झन्डै 5000 मिटर उचाइमा, मैले अहिलेसम्म मोटरसाइकल पुर्याएको उच्चतम बिन्दु हो यो।
0: हामी यो स्थानमा आइपुग्यौँ, अब यसलाई ठ्याक्कै के भन्छ थाहा छैन, तर मोटर आउन सक्ने सायदै अन्तिम बाटो यो हो। यहाँदेखि अगाडि अप्ठ्यारो छ, बाटो त चौडाइ चाहिँ लान सकिँदैन, धेरैवटा गाडीहरू चाहिँ यहाँ राखेको देखेर हामीले पनि मोटरसाइकल यहीँ राख्यौँ। अब हामी जानुपर्ने सायदै यो भेग हुनसक्छ, यो भेगमा चाहिँ हामीले ठुला ठुला पहाड चट्टानहरू देख्छौँ, पर गोरेटो जस्तो देखिँदैछ। अब यसै हेरेर त निकै 4-5 घन्टै हिँड्नुपर्छ होला, त्यो पहाड छिचोलेर नि कति हो, सोएसम्म चाहिँ त्यो पहाडको चुचुरोमा कतै ठाटी छ हामी बस्ने भन्नेसम्म चाहिँ हाम्रो एउटा आकलन छ। हेरौँ अब जे पर्छ भोग्दै जाने हो, अवर चाहिँ नपरियोस् त्यति नै मात्रै कामना छ। अब डङ्की डङ हिँड्ने हो, बाटो त ठुलै छ, तर अहिले मोटर गाडी आउन सक्दैन किनभने सबै यो के भन्ने ढाटोर ढुङ्गाहरू छ। अब हिँड्ने कता हो, यता पनि गोरेटो छ, यो बाटो चाहिँ फेरि यता गएको छ। अब यतै जान्छौँ हामी, बाटो छोड्दैनौँ, हराउँदैन होला, दुईजना मात्रै छौँ। त्यहाँ पुगेपछि आजको बास ठाटीमा बस्छौँ। ठाटी मैले सुने अनुसार चाहिँ मोटरसाइकल राखेर त 1 घन्टै पुगिन्छ भन्ने सुनेको, हेरौँ कति टाढा छ, त्यति धेरै त हिँड्नु पर्दैन होला सायदै। हिँडेको 1/2 घन्टा भयो, अब चाहिँ ठाटीदेखि यस्तो भाइ, ठाटी अगाडि दुईटा चाहिँ हामीले निलो निलो देख्यौँ, पक्का त्यो ठाटी हुनुपर्छ, धेरै नै रहेछ। हामी कति 1/2 घन्टा त हिँड्यौँ माथिबाट, ठाटी आइपुगिहाल्यो।
1: तल गहिरोमा रहेछ ठाटी, घिउमा ठाटी भनिन्छ यसलाई। यहाँ बास बस्ने 3-4 संरचनाहरू देखिँदैछन्, हाम्रो बास सायदै यहीँ हुनेछ आज। माथि मोटरसाइकल राखेर करिब 1 घन्टा फटाफट हिँडेर हामी यहाँ आइपुग्यौँ। मोटरसाइकल 4950 मिटरमा राखेर हामी 4850 मिटरमा झर्यौँ। भोलि हिँड्नुपर्ने बाटो पारी देखिँदैछ, ठाटीमा कोही देख्नुभयो, सायद बटुवा हो कि त यहाँको रखवालाहरू हुनुहुन्छ।
2: भोलि चाहिँ अलि टाढो छ, आधा घन्टा
3: दिन पऱ्यो,
2: भोलि दिन पऱ्यो,
3: दिन
2: पऱ्यो, हिँडेर जान्छ
0: हिँडेर त
2: तपाईँ।
3: दुईजना मात्रै हो ए
0: जुम्मा ठाटी
3: हामी त बाइक ल्याएर त्यहाँ राख्यो नि त डाँडामा त्यो गाडीहरू राखेको छ नि त्यहाँ राखेर यति त हिँड्यो खोरै
1: साँच्चै भन्दा उहाँहरूले पत्याउनु भएन हामी हिँडेर जाने कुरामा विश्वास गर्नु भएन उहाँहरूले यो घिउमा ठाटीबाट घोडामा जानेहरूलाई एक दिन पुरै लाग्छ हिँडेर जान मुस्किल पर्ला नै भन्नुभयो उहाँहरूले जे होस् आज सुरक्षित ठाउँमा आइपुग्यो भोलिको दिन जे पर्ला पर्ला हिँडेरै जानेछौँ हामी यो ठाटी चाहिँ म्याग्दीको शिवालयले सञ्चालनमा ल्याएको रहेछ यो दुई महिना सञ्चालित हुन्छ अब दुई चार दिनमै बन्द हुनेछ यो साउनसम्म मात्र फुल्दो रहेछ यहाँ
3: हामी यो घुम्मा ठाटी भन्ने ठाउँमा आइपुग्यौँ 4856 मिटरको उचाइ हो यो अहिले आएर यहाँ बुझ्यौँ हामी त कति पनि आइएको रहेछ आज भोलि जानलाई धेरै छ बिहान 5-6 बजे नै हिँड्नु पर्यो भोलि भन्ने हामीले सोचाइराख्यौँ किनभने त्यति छिटो हिँड्दा पनि उहाँ चाहिँ 4-5 बज्छ होला सायदै पुग्दाखेरि अब हामी यहाँ बस्छौँ यहाँ बसेर चाहिँ उपाय यहाँ नबस्नुको उपाय छैन किनभने बिचमा अर्को बस्ने ठाउँ छैन दामोदर कुण्ड नै हो अब भोलि चाहिँ हाम्रो वास्तविक सङ्घर्ष सुरु हुन्छ
1: वास्तवमै भोलि हाम्रो सङ्घर्षपूर्ण दिन रहनेछ भोलि मात्र होइन फेरि फर्केर आउँदा पनि दिनभरि नै लाग्नेछ यो स्थान 4850 मिटरमा छ झन्डै यही उचाइमा छ दामोदर कुण्ड तर बिचमा 5200 र 5700 मिटर अग्ला डाँडाहरू पार गर्नुपर्ने हुन्छ ठाटीभित्र आगो बलियो तातो पानी ताप्दै छ यहाँ खाना बस्न निशुल्क रहेछ ठाटीमा हाम्रो अलावा पोखराको टोली हुनुहुन्छ घोडामा जाने रे उहाँहरू ठाटीमा सेवा दिने घाराको आमा रुकुमबाट सेवा प्रदान गर्न आउनुभएको दाजु हुनुहुन्छ यहाँ उहाँहरूले चाहिँ लेक लागेका बुबालाई डोकोमा हालेर दामोदर कुण्डबाट यहाँ ल्याउनु भएको बुबा लेक लागि फर्किनु भएको अन्तिम अवस्थामा हुनुहुन्छ भने अर्को बुबा चाहिँ यहाँ आइपुग्दै लेक लागिसकेको पनि हुनुहुन्छ घोडामा नअडिएपछि डोकामै ल्याए दामोदर कुण्डमा संरचना बनाउने यी भाइहरूले
3: ल हामी यो ठाटीबाट अब आज बिहानै निस्किन तयारी गर्दैछौँ एकदमै धेरै उस्तै लागेको छ अगाडिको बाटो पनि देखिने अवस्था छैन बिहानको करिब 7 बजे हामी अब अगाडि निस्क्यौँ करिब 12 घन्टा निरन्तर छिटो छिटो हिँड्दा चाहिँ आज दामोदर कुण्ड पुग्न सक्ने अवस्था छ जहिले पनि बिहान चाहिँ यो बर्खामा मौसम यस्तै हुँदैछ अरे पानी पनि अलिअलि छिटाइरहेको अवस्था छ भोलि फर्केर आउँछौ कति उकालो रहेछ है बाटो एकैचोटि हामी उकालो हिँड्न सुरु गरेको झन्डै 5151 मिटर आयौँ होला 4800 मिटरबाट हिँडेको बाटो यस्तै छ उकालो कतै समतल धेरै चाहिँ उकालो छ तल फेरि हामीले खोला तर्यौँ अब खोला तरिसकेपछि फेरि उकालो सुरु भयो अब हामी माथि 5200 मिटरको उच्चतम बिन्दु पुग्छौँ फेरि झर्छौँ भने 5600 चाहिँ हाम्रो अधिकतम चाहिँ उचाइ रहन्छ यो यात्रामा त्यहाँबाट फेरि केही झरेर हामी फेरि दामोदर कुण्ड पुग्नेछौँ
1: यो यात्रामा अब 8 गरेपछि पुग्नै पर्छ दामोदर कुण्डसम्म बिचमा घर संरचना त के ओत लाग्ने ठाउँसम्म छैन रे 5200 कटेर फेरि 4800 झर्ने अनि फेरि 5700 कटेर अन्तिममा 5000 पुग्नुपर्छ अर्थात् उकालो ओह्रालो फेरि उकालो अनि ओह्रालो सबैभन्दा ठुलो समस्या लेक लाग्ने नै हो यहीँ नै अक्सिजन कम भएको अनुभव हुँदैछ हामी जम्मा 5000 मिटरमा मात्र छौँ अहिले अगाडिको डाँडा देख्दा हरेस खाइन्छ हिँड्न सकिँदैन होला त्यहाँ त भने यस्तो लाग्छ सायद त्यो 5200 मिटरको डाँडा होला अघि बिहानैबाट लागेको हुस्सु केही कम भयो अब चाहिँ हामी बिसाएको ठाउँबाट वरपर हेर्दा यस्तो देखियो हामी उपत्यकामा छौँ अब कहाँबाट ठाडो उफिनुपर्ने हुन्छ 5200 डाँडा पुग्नलाई 5200 पुगे त केही ढाडा साउँथ्यो होला सायद
3: हिँडेको 2 घन्टा भयो हामी तलबाट माथिको त्यो सानो डाँडा र ठुलो डाँडा छ 5256 तल्लो डाँडै पुगेको छैन अब तल्लो डाँडा 5200 पुग्यो भने त त्यहाँबाट फेरि ओह्रालो झर्ने हो कति भन्दाखेरि जति हामी आयौँ अहिले त्यति नै ओह्रालो झर्ने त्यही हाइटमा पुग्ने अनि फेरि 5600 मिटरको अग्लो डाँडा चढ्ने भनेपछि यात्रा सजिलो चाहिँ रहेन निकै मुस्किल परेको छ मौसम अलिअलि खुल्दैछ तल हामी हिँड्दाखेरि जुन तुवालो थियो तुवालो भन्दा नि उसले त्यो चाहिँ अलिक छट्दैछ अब अलिअलि वरिपरिको दृश्यहरू अलिक मजाले देख्न थालिएको अवस्था छ
1: हामी 5200 डाँडा चढ्दैछौँ लगभग यहीँ अघि निस्कनेछौँ हामी डाँडामा हेर्दा सजिलो तर हिँड्न गाह्रो छ यता सास तान्न मुस्किल एकैछिनमा स्यास्या भइहालिने

0: यो उकालो छिचोल्दै आएको हामी बालुवाको पहाडमा तेस्रो तेस्रो बङ्ग्याएर गोरेटो चढाइएको छ।
1: छिटो त हिँड्नै सकिँदैन, बिस्तारै बिस्तारै नै हामी चढ्दैछौँ उकालो।
2: त्यो ढुङ्गा चाहिँ कस्तो, यहाँ कतै त्यस्तो खालको चट्टान नदेखिने, एउटा मात्रै ढुङ्गा, सबै छन् भने यो माटोको ढिस्को छन्, कहीँ कहीँ चट्टानहरू सुतेका छन्, तर त्यो चाहिँ उठेको ढुङ्गा अलिकति अनौठो देखिरहेको छ यहाँबाट।

0: यो स्थानलाई भनिन्छ सानो डाँडा। यो सानो डाँडाको कारण भन्नुको कारण चाहिँ यो 5200 र 5700 मध्येको 5200 डाँडा चाहिँ यो हो। यसको वास्तविक नाम त अर्कै होला, थाहा भएन। अब यो ठाउँ चाहिँ ठ्याक्कै फेरि मरुभूमि जस्तो छ। यो वरिपरि यो बालुवै बालुवा भएको, सबै यो बालुवाको ढिस्कोहरू परपरसम्म यसरी नै उठेको छ। अर्कै संसार, अर्कै दुनियाँमा आएको आभास हुन्छ। यहाँ वरिपरि एक त दृश्य हेरौँ, अहिले अलि हुस्सेले साथ दिएको छैन दृश्य हेर्नलाई। फर्किँदाखेरि हामी यहाँको दृश्य लिनेछौँ र फेरि सायद राम्रो दृश्यहरू भेट्यो भने खिच्दैछौँ। तर यो एकदमै धेरै मनमोहक ठाउँ छ। 5200 मिटर हिँड्नलाई एकदमै धेरै अप्ठ्यारो छ, तर हामी बिस्तारै बिस्तारै यहाँ आइपुग्यौँ। लगभग अढाई तिन घन्टामा, तिन घन्टा त भयो। यहाँदेखि तल जानुपर्छ फेरि ओह्रालो, अनि अहिलेकै हाइट जुन हामी हिँडेको थियौँ आजबाट, त्यो हाइटबाट फेरि 5200 मिटरको डाँडा चढ्नु छ। 5200 मिटरको यो सानो डाँडा कटियो। अब अलिक मनोबल बढ्यो हाम्रो। सानो डाँडाबाट बाटो ओह्रालो लाग्यो, तर यो ओह्रालो हिँडाइको सम्पूर्ण क्षतिपूर्ति त्यो 5700 ठुल डाँडाले तिराउनेछ।
1: मौसम खुलो तुवा, यो हुस्से गयो, तुवालो भन्दा नि यो हुस्से नै हो, एक प्रकारको बादल हो भनौँ न। धेरै उचाइमा छौँ हामी। अब हामी फेरि तल झरेर उकालो, अनि फेरि तल ओह्रालो, अनि यो ठुलो डाँडा चाहिँ देख्दै डर लागिरहेछ। 5700 मिटर पुग्न अब चान्चुने कुरा होइन, फेरि तलै झर्नुपर्छ। लगभग 4800 मिटरबाट फेरि 5700 मिटर भनेपछि निकै ठुलो चुनौती छ। अहिले नै हामी धेरै थाकिसकेको अवस्था पनि छ।
0: अहिले 10 बजेतिर मौसम खुल्यो, बिहान त हुस्सुले ढाकेको थियो, अब भने दृश्य स्पष्ट हुँदै आयो। सायद अझै सुध्रला मौसम। अब सन्ताउन्न सयको डाँडा देखियो, अजङ्गको पहाड। अहिले हिउँ नपरेर हो, हिउँमा त यो हिमालय हो, हिँड्नु निकै छ अझै। आफैले हौसला दिनुपर्छ आफैले। यहाँ आएर हरेस खायो भने चाहिँ केही उपाय छैन, निरन्तर अघि बढ्नु छ। बेलुका बास बस्ने ठाउँ पुग्न सकिएन भने के हालत हुन्छ कल्पनै नगरौँ। पाँच हजार मिटर उचाइभन्दा माथि जुनसुकै समय जोसुकैले लेक लाग्न सक्छ। अल्टिच्युड सिकनेस प्राणघातक हुन सक्छ। बिरामी नै भइयो भने पनि फेरि हिँड्न नसकिएला। एउटा आशा छ, पछाडि घोडामा पर्यटकहरू आउँदैछन्। हिजो ठाडीमा सँगै भएकाहरू भन्दा हामी छिटो निस्किएका हौ।
2: पानी रहेछ, पानी थापेर ल, तातो पानी छ, त्यो मिक्स गरेर खाइदिउँ। खोला रहेछ तल।
0: समस्यामाथि समस्या। अब यहाँ आएर थाहा पाइयो, हामीले रेनकोट लगायतका ओतिने लुगाहरू तल नै छोडेछौँ। सामान छाँटेर बोक्ने सिलसिलामा सामान छुट्यो। अब फर्काँदा पानी, हिउँ या फाप्रै बसियो भने हाम्रो महाभिजोग हुनेछ। यहाँ त जाँदा जति उकालो ओह्रालो हुन्छ त्यति नै फर्कँदा पनि पर्नेछ। गोरेटो यहाँबाट ओह्रालै ओह्रालो झरेको छ। तल खोला पुगेपछि चाहिँ उकालो चढ्नु पर्नेछ सायद। खोला झर्न अझै निकै छ।
1: हामी धेरै तल झर्यौँ। अब यहाँबाट चाहिँ स्पष्ट देखिँदैछ, हुस्से त छ। यो डाँडा कोट्नुपर्छ। हुन चाहिँ अब यो सानो देखिएला, तर अब निकै छ। जे होस् यो डाँडा हामीले 3 घन्टा नै लाएर कट्यौँ भने पनि त्यहाँबाट सुने अनुसार चाहिँ फेरि केही ओह्रालो अनि तेर्सो तेर्सो भएर दामोदर कुण्ड पुगिन्छ। जे होस् हिँड्नलाई आधी बाटो चाहिँ अलिकति आइएकै छैन, अझै धेरै हिँड्नै छ।

0: ठाउँ चाहिँ मान्नै पर्छ। यस्तो दृश्यहरू सायदै विश्वको अन्त ठाउँहरूमा पाइएला। एक प्रकारले हेर्दा त यो मरुभूमि नै हो, शीत मरुभूमि अर्थात् चिसो मरुभूमि। यो अप्पर मुस्ताङको पनि कुनाको भेग हो। नेपालको नक्सामा उत्तरमा जुन सबैभन्दा उठेको डल्लो या टुटुल्को परेको भाग छ, हामी त्यही छौँ। हत्तपत्त पर्यटकहरू नआउने ठाउँ हो यो। जति पर्यटक आउँछन् धार्मिक प्रयोजनका निम्ति आउँछन्, अर्थात् दामोदर कुण्डमा पूजा आजा गर्ने हेतु। भारतीय पर्यटकहरू धेरै आउँछन्। दामोदर कुण्डको महत्व नेपालीलाई भन्दा भारतीयलाई बढी रहेछ। तर हाल चर्को पर्मिट शुल्क भएकोले संख्या भत्तै घटेको बुझियो। पर्यटन सम्बन्धी धेरै नीतिगत समस्या छ हाम्रो देशमा। यो क्षेत्रमा धार्मिक पर्यटनलाई बढावा दिने नीति ल्याउन सके हामीलाई अवश्य फाइदा पुग्नेछ। तर नीति नियम बनाउने निकायलाई सायदै थाहा छैन यहाँ के आवश्यकताहरू छन् भनेर।
1: हामी निकै तल झरेर फेरि यो नदी भए स्थानमा आयौँ। हामी जति चाहिँ तलको ठाँटीबाट हिँडेको थियौँ, लगभग त्यही उचाइ करिब करिब चाहिँ झऱ्यौँ। यहाँनिर पनि एउटा ठाँटी देखिन्छ, तर यहाँनिर चाहिँ बास बस्न त सकियो, तर उड्ने ओछ्याउने र खाद्यान्न चाहिँ आफूसँग हुनु आवश्यक जस्तो लाग्यो। यहाँनिर चाहिँ धेरै ठुलो गल्छी छ, धेरै तलबाट चाहिँ नदी बगेको छ। यस यो नदी जुन छ, यो चाहिँ भर्सिया खोला भनिन्छ यसलाई। यो कालीगण्डकी चाहिँ होइन। यहाँबाट चाहिँ हामी फेरि ठुली उकाली भनिन्छ, जुन भयङ्कर ठुलो उकालो छ त्यो ठुल डाँडा जानको लागि। लगभग हामी फेरि यहाँबाट 5600 मिटर उक्लिन्छौँ र फेरि झरेर चाहिँ दामोदर कुण्ड पुग्ने अवस्था छ। सरहरू कहाँदेखि आउनुभयो?
2: हामी पोखरादेखि।
1: पोखरादेखि है? कति दिन लाग्यो यहाँ आइपुग्नलाई? भनेको कुन तरिकाले बिचमा कता कता के गर्दै आउनुभयो?
2: पोखरादेखि जुनसँग आयो अस्तिसँग आयो।
3: हजुर।
2: हिजो आएर घिर्मी ठाँटी होइन
3: घोडामा जानुहुँदैछ सबैजना? ल शुभयात्रा सबैजनालाई।
1: उहाँ दुईजना दाजुहरू चाहिँ स्थानीय दाजुहरू, उहाँहरू चाहिँ यहाँ घोडाको सुविधा दिनुहुन्छ। हजुरहरूको घर त कता पो? ए, यारा र घाराको दुईजना हुनुहुन्छ। तर दुईजना यारा यारा हो, फेरि यारा भनेको चाहिँ साथी साथी हो। गाउँको नाम चाहिँ यारा घारा हो।
0: ठाँटीमा बसेर घोडामा आउने पर्यटकहरूसँग यहाँ भेट भयो हाम्रो। खोलामा 1 घन्टा जति विश्राम गर्दो रहेछ घोडाले। खाजा पानी यतै खायौँ सबैजनाले। घोडाहरू खोलामै विश्राम गरे, हामी हिँड्न सुरु गरिहाल्यौँ। अबको उकालोमा घोडाहरूसँग सकिँदैन, उसिनेर अघि जानेछन् पक्का पनि। अबको उकालो हाम्रो लागि निकै चुनौतीपूर्ण हुनेछ। यता चाहिँ फर्कँदै गरेको टोली आज बिहान दामोदर कुण्डबाट हिँड्नु भएको। यहाँ विश्राम गरेर खाजा खानु हुँदो रहेछ। उहाँहरू सबैजना घोडामै हो। हामी हिँडेर आएको देख्दा उहाँहरू पनि चकित हुनुभयो।
4: जय दामोदर कुण्ड,
5: जय दामोदर कुण्ड।

0: अब सुरु भयो ठुली उकाली, निरन्तर उकालो, कयौं घण्टा लाग्ला कट्नलाई। यो उकालोमा चाहिँ हरेस खानु भएन, नआत्तिकन कटाउनु पर्ने हुनेछ। यता हामीले छिचोलिसकेको भेग, तल फोचमा भार्से खोला, खोलाबाट सुरु भएको ठुली उकाली 5700 मिटरसम्म अब उकालै मात्र। तल खोला सायद 48-49 मिटरमा थियो होला।
1: कठिन छ ठुली उकाली, भयङ्कर कठिन छ, सोध्नु यस्तो सजिलो छैन, गाह्रो छ।
0: घोडाहरूले हामीलाई उछिने, माथि उक्लिसके, हामी तलै छोडियौँ।
1: यो ठुली उकाली दामोदर पहाडको उकालो ले सातो खाएको छ, यहाँ बोल्न पनि हाँसो दिइरहेछ, थोरै भएन हिँडेको। हुन त त्यहाँ एउटा पिलर पनि देखिँदैछ, त्यो 5600 मिटरको उचाइमा तलको जस्तै, त्यहाँ पुनः धौधौरै पऱ्यो। हामीलाई निकै मुस्किल परेको छ, हार हरेस खाएको छैनौँ, घोडाहरू नितर अगाडि गइसक्यो। अब यो भन्न जति सजिलो छ, यो लगभग हामी अहिले 5400-5500 मिटरमा चाहिँ भइराख्दाखेरि हिँड्न कति अप्ठ्यारो हुन्छ भन्ने कुरा चाहिँ यहाँ हिँड्न मात्रै थाहा हुन्छ पक्का पनि। जे होस् हामी रमाइलो गर्दै आउँदैछौँ, यहाँको गलेको दुःख पीडाहरूलाई चाहिँ हाँसोमा उडाउँदैछौँ। अब हाम्रो मुख्य सर्कस भनेको त्यो ठुलो पहाडको चाहिँ टुप्पो।

0: पुग्नु हो, त्यहाँबाट त अलिकति केही ओह्रालो र तेर्सो बाटो पनि छ अरे।
1: साह्रै राम्रो छ यो वरिपरि, यो मरुभूमि जस्तो यतापट्टि हेरौँ पाहाड कस्तो खालको, यो अनौर उतापट्टि पनि देखाउँ त, साह्रै रमाइलो छ।
2: पारीको डाँडा हामीले कटेर आएको, भोलि फर्किँदा चाहिँ कति मुस्किल पर्ने हो यी डाँडाहरू।
0: यो खोलै खोला हामी हिँड्दैछौँ, एकछिन धेरै उकालो चढ्नुपर्ने रहेछ अझै, हामी के ओह्रालो चाहिँ झऱ्यौँ। यो यस्तो खालको आकृति भएको यो फोसिल्स अथवा यसलाई शालिग्राम भनौँ, अलिक च्याप्टा खालको पनि छ यो। खोज्दाखेरि त कति हो कति यहाँ वरिपरि सबै प्रायः ढुङ्गाहरूमा यस्तै खालको चाहिँ आकृतिहरू चाहिँ भेटिन्छ। यो कालीगण्डकीको यो भेग त अब शालिग्रामको लागि एकदमै धेरै प्रसिद्ध नै हो। यहाँ अहिले हामीलाई खोज्नु छैन, तर शालिग्राम लाने हो भने चाहिँ धेरै मात्रामा शालिग्राम यहाँ पाउन सक्ने अवस्था छ।

0: यो डाँडा हामी बिस्तारै नै चढिरह्यौँ। साँच्चै कति मुस्किल हुन्छ यस्तोमा हिँड्न। तल कम उचाइमा त हिँड्नु केही छैन, लेकमा सास फुल्छ, एकैछिनमा स्यास्या गराउँछ, खुट्टै नचल्न खोज्छ। जसोतसो हामीले ठुलडाँडा उफ्यौँ, यहाँबाट हिमालको दृश्य पनि खुलेर आयो
1: र अन्तिममा हामीले पनि यो 5600 उचाइको डाँडा छिचल्यौँ। यो डाँडामा एउटा पिलर छ र पछाडि चाहिँ अचम्म आकृतिको एउटा हिमाल देख्यौँ। कुन हिमाल हो थाहा छैन अहिलेसम्म, ठ्याक्कै यो गुरुको रूपमा चाहिँ रहेको जस्तो देखिन्छ। हेर्दाखेरि यहाँबाट अब चाहिँ हामीले केही ओह्रालो याससम्म तेर्सो तर्पाया जानुपर्ने भन्ने सुनेका छौँ। वरिपरि एकताल म देखाउन प्रयास गरौँ। यो पहरबाट देखिने डाँडा हाम्रै नजिकै छ। यो भेग, यो भेग हामीले कटेर आएको तल रेखा जस्तो बाटो देखिँदैछ। योभन्दा तल देखिन्छ अघिको हामीले 5200 मिटरको सानो डाँडा, यसलाई चाहिँ ठुलो डाँडा भनिन्छ। र हामीले यो ठुली उकाली पनि छिचेल्यौँ। अब भने बिस्तारै हामी ओह्रालोतर्फ लाग्नेछौँ।
0: हामीले यहाँको उचाइ नापि हेऱ्यौँ। 5650 मिटरको उचाइको डाँडा रहेछ यो, तर घोडावाल स्थानीयहरूले यसलाई 57 डाँडा भनेको पाइयो। 57 डाँडा वास्तवमा 57 डाँडा चाहिँ रहेछ। अब 57 कटेपछि फेरि ढारस दिउँ आफैले आफैलाई। हिँड्न त अझै 3 घन्टा या बढी नै लाग्ला हामीलाई, तर बाटो उकालो पर्ने छैन। अब स्थान यस्तो गजबको छ, मरुभूमिमै हिँडेको आभास हुन्छ यस्तोमा हिँडिराख्छ। यही मरुभूमिमा जङ्गली जनावर चरिरहेको देखिन्छ, सायद नाउर हुने जङ्गली भेडा बथान नै देखियो यता। जमिनमा थोरै चौर छ, यही बीच आहारा खोज्छन् यिनीहरू। यही अघि यस्तो किल्ला देखिन्छ, चट्टानै भिरमा छ किल्ला। हामी जानुपर्ने चाहिँ यता पारीको क्षेत्रमा, तर बाटो सिधै त्यता गएको छैन, निकै पर पुगेर घुमेको देखिन्छ गोरेटो। यो किल्ला जस्तो देखिने चट्टान प्राकृतिक हो, तर हेर्दा चाहिँ इटाकै संरचना झैँ देखिन्छ। यता ठुलो क्षेत्रमा यस्तो किल्ला रूपी चट्टान छ। हामी जानुपर्ने भेग हेर्दा म नातिएर आउँछ, त्यहाँ पुग्न निकै समय लाग्नेछ अझ। हामी हिँड्दै गर्दा नै रात पर्यो हिजो, अँध्यारोमा यहाँ आइपुग्यौँ। दामोदर कुण्ड छेउमा यस्तो थाटी छ। हाल मुक्तिनाथ मन्दिरले थाटी सञ्चालन गरेकाले यहाँ खाने बस्ने सुविधा छ, तर अबको केही दिनमा यो थाटी बन्द रहन्छ। कोही बस्दैन यहाँ, थाटीमा ताला लाग्छ साउनपछि, त्यसपछि आउन कठिन हुन्छ। बन्दोबस्तीका सबै सामान आफै बोकेर आउँदा चाहिँ हुन्छ, खाने र बस्ने दुवै। हिजो राति आइपुगेकोले ठाउँ देख्न पाइएको थिएन, आज हेर्दा केही हराभरा स्थान रहेछ यता। यही नजिकै छ दामोदर कुण्ड।
2: हामी हिजो राति निकै साँझ परेपछि, राति 7:30 यहाँ आइपुगेर बस्यौँ। हाम्रो हिजो झन्डै 12 घन्टाभन्दा बेसी हिँडाइरह्यो। यो स्थान चाहिँ दामोदर कुण्ड नजिकैको यो पाटी पौवा भएको स्थान हो। यो यहाँनिर चाहिँ यसलाई ठाँटी भन्ने चलन

0: यहाँ तिनवटाको संख्यामा ठाँटी छ, एउटा बनिने क्रममा पनि छ। यहाँबाट चाहिँ नजिकै एउटा डाँडा, सानो डाँडा पारि चाहिँ दामोदर कुण्ड अवस्थित छ, र त्योभन्दा पछाडि तिनवटा अन्य कुण्डहरू छन्। तलबाट कालीगण्डकी नदी बगेर गएको छ, हुन चाहिँ यो हिमालबाटै बगेर आउँछ र दामोदर कुण्डलाई छोएर अगाडि बढ्छ। त्यो कारणले दामोदर कुण्ड एक प्रकारले चाहिँ कालीगण्डकीको मुहान पनि मानिन्छ। यहाँबाट चाहिँ तलतिर हेर्दाखेरि वरिपरि हिमाल भएको अवस्था छ, तर आज मौसम बिग्रिदियो, त्यो भएर हिमाल देख्न पाइएन। एकदमै यो एक प्रकारको डाँडा, सुक्खा डाँडाहरू, अहिले यतापट्टिको डाँडाहरू चाहिँ मेरो दाहिनेतर्फ चाहिँ यो हरिया डाँडाहरू छन् भने देब्रेतर्फ सबै फुङ्ग परेका फुस्रा डाँडाहरू रहेको अवस्था छ।
1: यता पारी चिन नजिकको डाँडा हो, त्यता कोही पुग्न सक्दैन किनकि खोला तर्ने उपाय छैन। चाइनातर्फका चौरीहरू आएर चर्छन् त्यहाँ। त्यता एउटा घोडा देखिन्छ नेपालको, चार वर्ष अघि कसै गरी पारीको एक घोडा हालसम्म यता फर्किएको छैन रे। थाँटीमा थप निर्माण चल्दैछ। बागलुङ र रुकुमका भाइहरू यता काम गर्दैछन्। समग्र क्षेत्र यस्तो छ, बिहान उठेर छाक्रो परेर हेर्दैछौँ यहाँ वरपरानी। हामीभन्दा उचाइको यो भेग यही अघि सानो डाँडा छ। यही डाँडा पारी ठुलो क्षेत्रमा घेराबारा गरी राखिएको स्थान छ। यहीँ अवस्थित छ दामोदर कुण्ड। दामोदर कुण्डभन्दा थोरै अगाडि छ चक्र कुण्ड र दुध कुण्ड। कसैले यसलाई रक्त कुण्ड र तामा कुण्ड भन्ने गरेको पनि पाइयो। चक्र कुण्डको यो चक्र परबाट स्पष्ट देखिन्छ, गोलाकार चक्र नै छ कुण्डमा। निकै अद्भुत लाग्ने यो प्राकृतिक चक्र देख्दा छ। हामी अब मजाले घुम्नेछौँ दामोदर कुण्ड र अन्य कुण्डहरू। यही स्थानीय दाजुसँग भेट भयो, उहाँ पनि जानुहुनेछ हामीसँग। घाराका स्थानीय छिबी दोजे गुरुङ हामी साथै हुनुहुन्छ। दामोदर कुण्ड आसपास घुमाइदिनु हुँदैछ उहाँले हामीलाई। समुद्री सतहभन्दा करिब 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड, कालीगण्डकी नदीको शिर मानिन्छ दामोदर कुण्डलाई। हिन्दू धर्म अनुसार यहाँ आएर जलको स्पर्श गर्नाले मात्र पनि मुक्ति मिल्नेछ। दामोदर कुण्ड एउटा अद्भुत ठाउँमा अवस्थित असाध्यै ठूलो धार्मिक महत्व बोकेको स्थान हो। मुक्ति क्षेत्रको शिर दामोदर हिमाल र दामोदर कुण्ड हो। यस स्थानको चर्चा विभिन्न पुराणहरूमा हुने गर्छ। धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार दामोदर कुण्ड सेरोफेरोमा भगवान विष्णुको अतिप्रिय स्थान हो। सम्पूर्ण जगतको हित गर्ने हेतु यस स्थानमा कठोर तपस्या गरे विष्णुले। तत्पश्चात यहाँ ब्रह्मा, विष्णु र महेश्वरले नै वास गर्न थालेका हुन्। एक प्रकारले भन्दा यो स्थान देवी देवताको वासस्थल हो। देवी देवताहरूले पनि श्रापबाट मुक्ति पाउन यो कुण्डमा स्नान गर्ने सुझाव दिन्छ।
0: अहिले हामी समुद्री सतहभन्दा ठिक 5,000 मिटर उचाइमा अवस्थित दामोदर कुण्ड या ओर्किरीमा अवस्थित छौँ। यो दामोदर कुण्ड हिन्दू मान्यता अनुसार चाहिँ यो कालीगण्डकीको मुहान, विष्णुको अवतार मानिने शालिग्राम शिलाको पनि यो उद्गम स्थल लगायत यसको धेरै महत्व त छँदैछ। त्यसै गरी बौद्ध धर्मअनुसार पनि यो ओर्किरी, यहाँ सिधै अगाडि हेर्दाखेरि हामीले बौद्ध चाहिँ जुन धर्मावलम्बीहरूले लामाहरूले लाउने टोपी छ, त्यो टोपीकै पहाड़को नमुना पनि यहाँ अगाडि हामी देख्न सक्छौँ। त्यसै गरी धेरै अगाडिदेखि चाहिँ यहाँ बौद्ध धर्मावलम्बीहरू आएर चाहिँ घुम्ने गर्नुहुन्छ, तर अहिलेको अवस्थामा हामीले देखिराख्दाखेरि चाहिँ हिन्दू धर्मावलम्बीहरू अत्याधिक बेसी आउनुहुन्छ, तर बौद्ध धर्मावलम्बीहरू चाहिँ न्यून या भनौँ आउँदै आउनुहुन्न। तर यहाँको स्थानीयहरूसँग हामीले बुझिराख्दाखेरि चाहिँ जति हिन्दू धर्मसम्म यसको महत्व छ, त्यस्तै महत्व चाहिँ बौद्ध धर्मसँग पनि सम्बन्धित छ यो स्थान। र एउटा अपेक्षा चाहिँ के भने, जसरी चाहिँ मुक्तिनाथ लगायत अन्य क्षेत्रमा एउटा धार्मिक सहिष्णुता छ, हिन्दू बौद्ध धेरै अगाडिदेखि मिलेर आएको हाम्रो एउटा इतिहास छ, त्यसै गरी यो स्थानमा पनि एउटा गुम्बा भइदिए चाहिँ कि यसले पनि आफ्नो पुरानो इतिहास जुन बौद्ध धर्म अनुसार लुकाएको छ त्यो चाहिँ उजागर हुन्थ्यो कि भन्ने चाहिँ एउटा अभिलाषा पनि रहेको छ।
1: यस ठाउँमा बौद्ध धर्मावलम्बीहरूको पनि आस्था रहेछ। मन्दिरका साथै यहाँ गुम्बा भइदिए बुद्ध धर्मावलम्बीहरूको भ्रमण हुने थियो कि भनी लक्काट्नु हुन्छ स्थानीय बासिन्दा।
2: अब खालि हिउँदो मात्रै भएर हाम्रो जग्गा आफ हिउँदोको चाल त भएन सर, के अरे बुद्धको टोपी राख्नु परेछ त्यहाँ होइन, त्यहाँहरू छ उतातिर घोडाको काँटी छ, अरे अरे खोलातिर उहाँको पाराहरू सबै छ। अनि यहाँ बुद्ध बस्छले हाम्रो उर्किरी भन्नुहुन्छ कि नाम उर्किरीहरूमा चाहिँ अब ओ भन्नु त उहाँको लामाको बुद्ध धर्मको सबभन्दा आज सुरु आशे ओ भयो होइन, रि भनेपछि त अब पाखाइ भयो कि अरे त्यसै हो सर। पूजा पाठ त हुँदैन सर, हुँदैन अब बुद्धको अलिकति हिन्दू धर्महरूको धेरै चलन नभएर, अरे कहिले कहिले अब यस्तो चल्दै

0: पढ्दैछौ, माथि थप दुईवटा कुण्डहरू रहेका छन्। यो स्थान कति सुन्दर देखिन्छ, मन नै यसै शीतल हुने यहाँ घुमिराख्दा। यत्रो विशाल मरुभूमि क्षेत्रहरू कटेर आउँदा यो 5000 मिटर उचाइको स्थानमा यति हराभरा स्थान देख्दा विश्वासै नलाग्ने। यहाँ यति नै सेरोफेरो मात्र स्वर्ग समान लाग्छ। दामोदर कुण्डमा भगवान विष्णुको वास छ। यहाँ गण्डकी देवी नदीको तपस्या अनुसार विष्णु गण्डकीको पुत्र शालिग्राम भएर बसेका हुन्। यो क्षेत्रमा अत्याधिक पाइने शालिग्रामलाई विष्णुको रूप मानिन्छ। यहाँ वरपरको काली नदी, हिमालहरू र विशेष गरी दामोदर कुण्ड क्षेत्र भगवान विष्णुको विचरण गर्ने मूल थलो मानिन्छ। दामोदर कुण्ड सेरोफेरोमा भौतिक ठूला मन्दिरहरू त छैनन्। एकजनाले हेलिकप्टरमा सानो मन्दिर ल्याएर स्थापित गरेका रहेछन्। वास्तवमै हिन्दू धर्मावलम्बीहरूको निकै ठूलो तीर्थ हो दामोदर कुण्ड।
1: दामोदर कुण्डबाट करिब 5 मिनट मात्रै अगाडि आउँदाखेरि थोरै दूरीमा नजिकै भनौँ यहाँ दुईवटा अन्य कुण्डहरू छन् जसमा चाहिँ हामी देख्न सक्छौँ सबैभन्दा माथिल्लो चाहिँ चक्र कुण्ड। त्यहाँ चाहिँ माथिबाट हेर्दाखेरि चक्र जस्तै देखिन्छ आकृति, भने यो तल्लो चाहिँ दुध कुण्ड, यसको दुधकै जस्तो स्वरूप छ, सेतो छ पानी र यहाँ पानी तल बगेर फेरि सानो कुण्ड सानो भएको छ। यी कुण्डहरू त्यति ठुला चाहिँ छैनन्, सानो सानो आकृतिका छन्। अब यहाँदेखि वरिपरि केही टाढा फेरि अन्य कुण्डहरू छन्, तर यो जुन दामोदर कुण्ड क्षेत्रको प्रमुख कुण्डहरूमा चाहिँ हामीले दामोदर कुण्ड, चक्र कुण्ड र यो तलको दुध कुण्डलाई लिन सक्छौँ।
0: चक्र कुण्डभित्रको चक्र निहालेर हेर्यौँ हामीले, यो ढुङ्गाले बनेको चक्र त हुँदै होइन, हेर्दा लेउजै हो कि भन्न सकिन्छ, यही हो भने यकिन हुँदैन। धेरै पहिलेबाट यो चक्र यसरी नै अवस्थित छ, मानव निर्मित चक्र त हुँदै होइन। समय अनुसार भइरहने भू हलचलले पनि यी कुण्डहरूमा क्षति पुर्याएन। यो एउटा व्याख्या गर्न नसकिने चमत्कार नै हो। चक्र भए स्थानमा अन्य क्षेत्रभन्दा गहिरो छ र पानीमा त्यही तरङ्ग पनि छ।
2: अब हाम्रो यो दुईवटा ताल देख्नुभएको छ है सरहरूले, होइन यो दुईवटा तालको तलको तालको नाम हामीले होमकुण्ड भन्छ हाम्रो भाषाबाट, माथिको कुण्ड त चक्र कुण्ड हो।
3: यो छेउछेउमा देखिएको मन्दिरहरू चाहिँ,
2: छेउछेउमा देख्ने मन्दिरहरू अब हिन्दूहरूले राख्नुभएर हेलिकप्टरमा दुःख गरेर उहाँहरूले राख्नुभएको मन्दिर हो। यो त पहिला पुरानै जल प्रचलन हो, हामी जन्मेभन्दा अगाडि नै कुरा हो यहाँनिर, त्यतिखेर हामी जन्मेको थिएन होला, यो त पहिलाकै हो।
0: कुण्डकै छेउमा पूजा गर्ने स्थल छ, अस्थायी रूपमा मन्दिर छ यहाँ। याद रहोस् प्राय भक्तजनले यसै कुण्डलाई दामोदर कुण्ड पनि मान्नुहुन्छ, विशेष पूजा आज यही कुण्डमा गरिन्छ पनि। समग्रमा यी सबै दामोदर कुण्ड क्षेत्र नै हुन्। यता तल दामोदर कुण्ड, बीचमा केही खाली भाग छ, तलबाट काली गण्डकी बन्छ र यता चक्र कुण्ड र दुध कुण्ड अवस्थित छ। बौद्ध धर्मावलम्बीहरूले निर्माण गर्नुभएको छोर्तेन या माने डाँडामा अवस्थित छ।

0: माथि डाँडामा छोर्तेन भएछौमै बौद्ध धर्मावलम्बीहरूले पूजा गर्ने स्थल छ। यहाँ वडा सदस्य जिउ र मैले आफ्नै तरिकाले डोग्यौँ। यस ठाउँमा आएर मनका कुरा चिताए पुग्ने विश्वास छ। सम्पूर्ण मानव जातिको कल्याण होस्, विश्वमा शान्ति छाओस्, नेपालमा सुख आओस्, समृद्धि आओस्, शान्ति कायमै रहोस् मेरो मनदेखि कामना छ। लामाको टोपी जै देखिने पहाड यताबाट झन् स्पष्ट रूपमा देख्न पाइयो। हामी फर्केर दामोदर कुण्डतर्फ जाँदैछौँ। यहाँ बीचमा कुनै कुण्ड थियो, सायद हाल सुकेको जै देखिन्छ। दामोदर कुण्ड सेरोफेरोमा कुश भेटियो। अचम्मै लाग्ने यहाँ कुश उम्रेको देख्छ।
1: र यो दामोदर कुण्डको विषयमा एउटा अचम्म लाग्दो कुरा छ, रहस्यमय कुरा छ, त्यो म बताउँछु। जस्तो अहिले यहाँनिर चाहिँ हामीले यत्रो यो नाङ्गो डाँडाहरू काट्यौँ, मरुभूमि जस्तो बालौटे ठाउँ कट्यौँ, अब यो ठाउँमा चाहिँ कुश उम्रिन्छ। फेरि कुश चाहिँ मजाले प्रशस्तै उम्रिन्छ। यो दामोदर कुण्डमा म छु, यो वरिपरि पनि कुश उम्रिन्छ। तर के छ भने तीर्थालुहरूले चाहिँ आएपछि अब कुशलाई चाहिँ चढाउने हुनाले चाहिँ यहाँ नजिकै चाहिँ अहिले चाहिँ कुश थोरै मात्रै हामीले खोज्दा मात्रै भेटिन्छ। यहीँदेखि अलिकति तलतिरपट्टिको यो पहाड छ जुन, त्यहाँ चाहिँ अहिले त्यति पर्यटकहरू जाने कामै पर्दैन, यतै आउनुहुन्छ। त्यो पर्वतमा चाहिँ कुशै कुश छ, फेरि प्रशस्त कुश छ, किनभने त्यहाँ त कसैले त्यो टिप्ने या काट्ने गरेर पाएको छैन। यो चाहिँ एउटा रोचक कुरा यहाँ रहिआएको पनि छ। यहाँ प्रशस्त

0: पुस्तनिया पनि लामो लामो आएपछि यहाँ तलको यो झाडीहरूको बुस चाहिँ यो तीर्थालुहरूले चाहिँ चढाउनलाई चाहिँ लिएर गइसक्नु भएको छ। अचम्मै हो नि सर, यस्तो ठाउँमा कुस है, यता तल तातो ठाउँमा हुने चिज हो त्यो, यहाँ फल्नु भनेको चाहिँ यहाँ तल यो चाहिँ उम्रिन सक्नु भनेको चाहिँ अचम्मकै कुरो। तपाईँहरूको गाउँतिर पनि कुस हुँदैन नि, तल हुँदैन, यति उचाइमा हुन्छ फेरि, तपाईँको 3700 उचाइमा हुँदैन, 5000 मिटरको उचाइमा फेरि कुस हुन्छ, अचम्मै छ।
1: दामोदर कुण्ड यात्रा गर्नु अघि केही कुराहरू विचार गरेर मात्र यात्रा सुरु गर्नुहोला। मुख्य कुरा त यहाँ ठाँटीहरू सधैँ सञ्चालन हुँदैनन्, जेठदेखि साउन महिनासम्म ठाँटी चल्छन् पहिले बुझ्नुहोला, नत्र फेरि बिजोगमा परिएला। आफ्नो स्वास्थ्य अवस्था हेरेर बुझेर मात्र यता आउनुहोला, किनभने 5200 र 5700 मिटर उचाइ चान्सुन होइन, लेक लाग्न सक्छ। सबैले हिँडेर यात्रा गर्नु, भरसक घोडामा आउनु, हिँड्दा केही बढी सकस अवश्य पर्छ। यतातिर मोबाइल नेटवर्क चल्दैन, फोन सम्पर्क हुनै सक्दैन, त्यो पनि विचार गर्नुहोला। ठाउँ चिसो छ, तातो ज्याकेट र पानी परिहाले उति नै रेनकोट नछुटाउनुहोला। आफूसँग पर्याप्त नगद राख्नुहोस्, यता अन्य कुनै माध्यम छैन, खासै पैसाको काम पनि छैन। घोडा शुल्क हाल रु 10000 बुझियो। घोडाले उकालो चढाउँछ, ओह्रालोमा आफै हिँड्नुपर्ने हुन्छ। भ्यूमा ठाटीबाट एकै दिनमा दामोदर कुण्ड पुग्नै पर्छ, फर्कदा एकै दिनमा झर्नै पर्छ, बीचमा बास छैन कतै। यता मानवीय संवेदना सहयोग इत्यादिको अपेक्षा नराख्नुहोस्, पैसा चल्छ अरू चल्दैन। घोडामा आउनु या फर्कनु मात्रको पनि उति नै शुल्क हो, फर्किन्छु मात्र भन्दा पनि उति नै लाग्नेछ। अन्य देखेका र भोगेका तर यहाँ भन्न नमिल्ने तितो अनुभव पनि छ, व्यक्तिगत सम्पर्क गरे भनौँला बरु। भिडियोलाई आज यहीँ टुङ्ग्यौँ, यति धेरै मेहनत गर्छौँ हामी, एउटा लाइक गर्नुहोला भिडियो मन परेमा चाहिँ। यस्तै ठाउँहरूको भिडियो अझै आउनेछन्, पूर्वी ब्लू च्यानल सब्सक्राइब गरिदिनुहोला। आजलाई भने सम्पूर्ण टिमसहित म सचिन पनि बिदा माग्छु, धन्यवाद।
0: एउटा यस्तो यात्रा जहाँ हिँड्दै गर्दा तपाईँलाई थाहा हुँदैन म कुन देशको भूमिमा छु भन्ने, कहिले नेपालको पाँचथर तापले छु त कहिले भारतको सिक्किम, पत्तो नै नहुने कता हो कता। यसै हिँडिराख्दा दर्जनौ पोखरीहरू भेटिँदै जाने, पोखरीले नै सोध्न मन लाग्ने तिमी कुन देशका हौ भनेर। एउटै पोखरी दुईवटै देशमा पाइने तर अस्तित्व फरक,
2: हाँडी पोखरी हो, हाँडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ।
0: यात्रामा अनेक गोठ भेटिन्छन्, कुनै नेपालमा कुनै सिक्किमतर्फका। भुटिए दाजु बस्ने सिक्किमको गोठ पुग्नेछौँ हामी।
3: 10-12 वर्षदेखि नै पालेको, पहिला फुटबल हुँदाखेरि चाहिँ बाउको पालामा थियो, गाउँले नै थियो।
4: आमा यो चाहिँ कसरी, यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त के भन्छ यसलाई?
5: यसले हाम्रो कुराबाट फित्ता भन्छ, फित्ता
4: फित्ता
5: फित्ता, नेपाल कुराबाट फात्ती। त्यहाँबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद, यहाँसम्म आइदिनु भएकोमा, सिक्किम सिक्किमलाई माया गरिदिनु भएकोमा।
0: लक्ष्य त सिक्किमको लक्ष्मी पोखरी पुग्ने हो, तर यसरी सल्लाह गरियो कुनै एक दिशामा हिँडियो, जता हिँडे पनि हुने, धेरै ठुलो क्षेत्र यो। ठाउँ ठाउँमा सीमा स्तम्भ भेटिन्छ, नाम मेटिन आँटेको दयनीय अवस्थामा हल्लिँदै गरेको नेपाल भारत सीमा स्तम्भ पाइन्छ।
6: लेखेको पनि मेटिने अवस्था भएको कारणले साथीहरूले चाहिँ यसलाई अलिकति के हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ। अब यसलाई अब अन्य साथी कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ, तर हाम्रो तर्फको यो झन्डै मेटिनै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो।

0: हामी झापाबाट इलाम जिल्ला हुँदै भास्थर र ताप्लेजुङको लेकहरू घुम्नलाई निस्क्यौँ। ताप्लेजुङ छिर्दै मेची राजमार्गलाई गणेशचोकमा छोड्यौँ। थर्पूबाट कच्ची बाटो करिब 4 घण्टा गाडीमा कटायौँ र कालीखोला भन्ने स्थान पुग्यौँ। कालीखोलाबाट एक दिनमा नुनथला बस्यौँ, अर्को दिन तिम्बुङ पोखरी पुग्ने गरी नै हिँड्यौँ। तिम्बुङ छेउको यो रेड पाण्डा होटलमा हामीले रात बितायौँ र अब अगाडिको यात्रा सुरु गर्दैछौँ। आज
1: यो हामी भएको स्थान नै करिब 4250 मिटर उचाइमा छ र यहाँबाट थोरै उचाइमा तिम्बुङ पोखरी अवस्थित छ। आज मौसमले साथ दियो भने हामी त्यतैबाट लक्ष्मी पोखरी पनि पुग्नेछौँ।

0: हिजोसम्म चाहिँ मौसम एकदमै खराब थियो, पानी पर्ने हुसु लाग्ने भइरहेको थियो, आज बिहान चाहिँ मौसम सफा छ, आशा गरौँ हामी त्यहाँसम्म पुग्न सक्छौँ।
1: होटलबाट हामी अघि बढ्यौँ। तिम्बुङ दर्शन गर्नु अघि हारी पोखरी पुग्नै पर्छ भन्ने मान्यता रहेछ। यो हारी पोखरी नेपालतर्फको, भरे उता सिक्किममा पनि भेटिन्छ रे हारी पोखरी। हारी पोखरी दर्शन पश्चात थोरै उचाइ चढेपछि पुगियो तिम्बुङ पोखरी। समुद्री सतहभन्दा 4340 मिटर उचाइमा अवस्थित सुन्दर ताल। तिम्बुङ पोखरीमा बन्दुक पड्किएको आवाज आउँछ र यसको पानीको निकास पनि अचम्म लाग्दछ। तिम्बुङ पोखरी क्षेत्रको अर्को विशेषता यो केन्जो फूल, अति आकर्षक टावर जै देखिन्छ यो दुर्लभ वनस्पति।
0: केन्जो या पदमचाल, यसको दुईटै नाम छ, केन्जो पनि भनिन्छ पदमचाल पनि भनिन्छ, तर यो जुन फुल र यसको जरा दुईटाको नाम चाहिँ केन्जो र पदमचालको अवस्थाले चाहिँ बुझिन्छ। एकदमै ठुलो जडीबुटीको रूपमा पनि रहेको छ र यो लगभग यो जुन तिम्बुङ पोखरी क्षेत्र छ यो चाहिँ केन्जोको लागि एकदमै धेरै प्रख्यात क्षेत्र पनि हो। यो हामी एकदमै रेयर अर्थात् यो दुर्लभ वनस्पतिको रूपमा पनि लिन सक्छौँ। यो फुल हो एक प्रकारको वनस्पति नै हो भनौँ, यसको यो टावर जस्तो आकार हुन्छ र यो हामीले पारीको भित्तैभरि यो देख्न सक्छौँ। अहिले अलिकति केही समय बितिसक्यो, यो फक्रिएर चाहिँ पत्ता पात हुन्छ, पछि त्यो अवस्थामा पुग्न आँटेको चाहिँ हामी देख्न सक्छौँ भने, अहिले पनि यद्यपि यो भदौको महिनाको अन्त्यतिर पनि यहाँनिर चाहिँ यसरी चाहिँ केन्जोहरू फुल फुलेको चाहिँ हामी वरिपरि प्रशस्त रूपमा चाहिँ भेटाउन सक्छौँ।
1: झट्ट हेर्दा अङ्ग्रेजी 8 आकारको तिम्बुङ पोखरी अति कम पर्यटकले भ्रमण गर्ने गन्तव्य हो। पोखरी आँखैमा सुन्दर, यहाँ आइपुग्ने पदमार्गबाट देखिने दृश्यहरू अब्बल, यहाँ आउँदा बाटैभरि खाने बस्ने सुविधा प्रदान गर्ने होटलहरू खुलिसकेकाले अब यो स्थानले धेरै पर्यटक पक्का भित्र्याउनेछ। भ्रमणसँगै एउटा बिर्सन नसकिने सम्झनाहरू दिन्छ तिम्बुङ यात्राले।
0: हामी अब तिम्बुङ पोखरीबाट पनि अझ अघि बढ्यौँ। अबको हाम्रो गन्तव्य भनेको लक्ष्मी पोखरी। हामी तलबाट अलि धर्मरमै थियौँ, यदि मौसम खुल्यो भने अगाडि जाने, मौसम बिग्रियो भने त फेरि उपाय रहँदैन भन्ने थियो। मौसम केही बिग्रिँदै त छ, तर अहिलेसम्म चाहिँ यसो हेर्दाखेरि चाहिँ सफा नै भएको अवस्था छ। करिब 3 घन्टा हामीलाई लाग्छ छिटो हिँड्दाखेरि लक्ष्मी पोखरी पुगेर त्यहाँको दृश्यहरू हेर्छौँ भने, फर्किएर फेरि यही बाटो चाहिँ अब फेरि म्याराथन हुँदैछ, कसरी लेकमा चाहिँ मान्छेहरू कुद्नुहुन्छ अनि कसरी विजेताहरू घोषित हुन्छ, जहाँ चाहिँ यसरी हिँड्दै चाहिँ स्यास्या महसुस हुन्छ, त्यहाँ चाहिँ कसरी चाहिँ मान्छेहरू धावकहरू चाहिँ कुद्नुहुन्छ, त्यो चाहिँ दृश्यहरू आउँदैछ। यो लेकमा कुदेको रमाइलो दृश्यहरू र यता सिक्किमतर्फको हाम्रो भूभाग नेपालको भन्दा पारी त्यहाँको चाहिँ सुन्दर पोखरीहरू धेरैवटा छन्, त्यो सबै दृश्यहरू हेर्दै हेर्दै र यो लेकको जनजीवन गोठहरूको चाहिँ आनन्द लिँदै नै हामी अगाडि बढ्दैछौँ।
1: बिहान त मौसम सफा थियो, बिस्तारै तलबाट बादल थपिँदैछ। हामी थप उचाइ उक्लिने हो, आशा गरौँ त्यता मौसम सफा नै हुनेछ।
2: ल, हाम्रो मिसकल सर उहाँ चाहिँ एकदमै धेरै समस्यामा हुनुहुन्थ्यो हिजो, अहिले ठिक छ सर स्वास्थ्य?
3: अहिले एकदम ठिक छ सर।
2: यो 43-44 सय मिटरमा हिँडिराख्दाखेरि
3: एकदम रमाइलो छ।
2: हजुर,
3: नेचरहरू पनि एकदम सुन्दर ठाउँहरू छ।
2: अहिले स्यास्या हुने हिजोको जस्तो त्यस्तो
3: होइन सर, हिजो बाटोमा पानीले अलिअलि भिजेर टाउको चिसो भएछ, राति टाउको चिसिरहेको थियो,
2: लेटी आएको त होइन?
3: होइन, बिहान उठेर हिँडेदेखि एकदम
2: रमाइलो गर्दैछौँ।
1: हामी हाल पाँचथर जिल्लामा छौँ। तिम्बुङ पोखरी पाँचथर र ताप्लेजुङ सिमानामै थियो, अब यसअघि करिब 1.5 किलोमिटरमै पुगिन्छ नेपाल भारत सिमाना। हामी नेपाल भारत सिमानाबाट कहिले नेपाल कहिले भारत हुँदै नै अघि बढ्नेछौँ, गन्तव्य लक्ष्मी पोखरीलाई राखेर। यी यसरी ठडिएका ढुङ्गा मलाई चाहिँ मानिसले नै ठड्याएका हुन् कि झैँ लाग्यो, तर धेरै ठुलो क्षेत्रमा यसरी नै ढुङ्गाहरू उभिएका देखिन्छन्।
2: यो बाटो हिँडिराख्दाखेरि हामीले अत्याधिक रूपमा यस्तो यो ठडिएका ढुङ्गाहरू देख्यौँ, अब यसै हेर्दा लाग्छ यो त कसैले मानिसले नै यो ठड्याएका हुन्, तर हामीले यसो बुझ्दाखेरि यहाँ स्थानीयहरूले भन्दा पनि यी प्राकृतिक रूपमा ठडिएका ढुङ्गा हुन्। हाम्रो गोरेटो पनि अहिले चट्टानको बिच यस्तै ठडिएका ढुङ्गाहरू बिच नै गएको छ, साना साना चट्टानका चाहिँ पत्रहरू भएको ढुङ्गा छ, अर्थात् ठुलो चट्टान चाहिँ होइन, त्यसैको चाहिँ सानो भागहरू चाहिँ चुटिएर रहेको अवस्था, यो कुनै समयमा भएको भूसियाले चाहिँ चट्टानहरू सानो सानो अवस्थामा छन्। एकदमै रमाइलो वातावरण छ, एकदमै यो लेकको चाहिँ यात्राहरू धेरै रमाइलो भइरहेको अवस्था पनि छ। यो हामीले वरिपरि हेर्दा यसरी ठडिएका ढुङ्गाहरू यहाँ मात्रै होइन सम्पूर्ण क्षेत्रमा नै यसरी नै ठडिएको रूपमा देख्न सक्छौँ।

0: कतिपय ढुङ्गा त मानिसले ठड्याउन नसक्ने बढी मानका पनि देखिन्छन्। वास्तविकता जे होस्, दृश्य चाहिँ उचित छ। यता समुद्री सतहभन्दा 4300 मिटर उचाइको यो भूगोल, सबैभन्दा उत्कृष्ट त यहाँ हिँड्ने पदमार्ग, ढुङ्गाको बगैँचा नै भन्न सकिन्छ यसलाई। हामी सबै दङ्ग पर्यौँ यस्तो स्थान आइपुग्दा। बिस्तारै हुसुले छोप्दै ल्यायो, बाटो पहिल्याउन पनि मुस्किल गराइदिन्छ बाक्लो हुसुले।
1: अहिले हामी पाँच थरमा छौँ कि ताप्लेजुङमा छौँ?
2: अहिले हामी यो पाँच थरको सेलेले भन्ने पोइन्ट हो। यो चाहिँ यो पोखरीबाट झन्डै झन्डै 10-15 मिनट ओतिरपट्टिको एरिया हो, अनि सेलेले भन्ने ठाउँमा चाहिँ डाफे पनि बस्ने एरिया हो। तर अब अहिले चाहिँ उभौलीमा चाहिँ अलिक माथि गएको हुन्छ, अब फर्केर आउँदा चाहिँ
1: हिउँ पर्ने बखत,
2: हिउँ नै पर्दाखेरि चाहिँ फेरि तल अलिक तल झर्छ असोजको आसपासमा चाहिँ सेलेले आसपासमा चाहिँ बासै बस्छ डाफे चाहिँ, यो डाफे पाउने एरिया
0: भित्ता या भुइँ सबैतिर भदौरे फुलहरू फुलिरहेका। यो क्षेत्रमा यता कता कस्तुरी मृगहरू पनि चरिरहेको देखिन्छन् रे। यही फुलमाथि कस्तुरी वस्त्र रुचाउँछन् रे। यसलाई कस्तुरे फुल त्यसकारण भनिएको रहेछ।
2: जुन चाहिँ कस्तुरे झार पनि भन्छ, अनि त्यस पछाडि सँगसँगै यसलाई भदौरे पनि भन्छ। भदौरे चाहिँ तपाईँको भदौमा फुल्ने भएर हजुर। यो कस्तुरे फुल चाहिँ किन भन्छ भने कस्तुरी चाहिँ यहाँ माथि बस्छ,
1: कस्तुरी मृग सहग्रमा चाहिँ म चाहिँ यसलाई चाहिँ भुइँकुलहरू भन्छु होइन, तर यसको पनि त अब आफ्नो आफ्नो नामहरू हुन्छ।
2: यो चाहिँ धेरै यो हाम्रो यो अल्टिच्युडको नेपालमा धेरै भूभागमा भइन्थ्यो, लगभग कमन
1: भाषा।
0: यस्तै फुल बगैँचा र हरियो चौरबिच नै गोरेटो बढेको छ। निकै रमाइलो महसुस हुँदैछ यस्तो बाटोमा हिँड्न पाउँदा।

0: पुरौलीमा चाहिँ यहाँको चौरी चाहिँ तल फालेलुङसम्म पुग्छ।
1: यो चाहिँ फालेलुङ तिलाकै चौरी हो, फालेलुङ फलोटको एरियाको सस्ताको बोट हो, सस्ता नै चौरी अरे। यो जति चौरीखेरि चौरी भन्दाखेरि यता चाहिँ यो उराङलाई पनि हुन्छ नि, डी डी
2: अनि प्योर चौरी
1: प्योर सर।
2: भाइ हुनुहुन्छ मित्र?
0: भाइ चाहिँ हाम्रो
3: के छ हौ यहाँ त, आमा रेलो रहिदलो पो रहेछ त,
0: के पुग्छ
3: हाम्रो थर्मस भर्न पुग्छ पुग्छ होला, त्यसैलाई यसो म्यानेज गरी हेरौँ।
4: Who's the flower is the victim?

0: ए उनले के धरोस् पानी यति भए त आधा बाँच्यो नि त हामी यहाँ अगाडि अब फेरि अर्को बोटहरू छ होइन अनि तातो पानी भेटिँदैन एटलिस्ट यति तातो पानी भयो भने हामी आजलाई पुर्याउँछौँ जसरी भए पनि
1: यो गोठ पुग्छ
0: ल सिक्किमतिर पनि मान्छेहरू
1: गोठ छ सिक्किम साइडमा पनि
0: हजुर
1: अनि त्यहाँनिर नजिकै अब आज हामीले धुत्ने चाहिँ एउटा मात्रै गोठ छ ए भित्र छुँदा चाहिँ धेरै नै बस्छ अनि त्यो बोर्डरको नजिकै चाहिँ एउटा मात्रै गोठ छ अनि हामी अब लक्ष्मी पुगेर घरतिर आएर त्यो गोठमा खाजा यसो खाजा खाजा खाएर
0: गोठमा सिक्किमको गोठमा खाएर नेपाल छिर्छौँ पाथरको पहाडलाई सिक्किमतर्फबाट आएको हुस्सुले छुप्दै फुल्दै गर्दैछ हामीलाई त सिमानाले संकुचित बनाएको छ प्रकृति निर्वात स्वतन्त्र छ यही प्रकृति चाहिँ खुल्ला सबैतिर चार्न सक्दैन मान्छे हाम्रो सीमितता छ सकिँदैन यसलाई उछिन्न हाम्रो मनमा यस्तै यस्तै कुरा खेले भावुक पनि बनायो निकै कुनै एक स्थानमा होइन प्राय सबैतिर यसरी नै ढुङ्गाहरूकै नदी छ फुल सबैतिर उसै गरी भेटिन्छन् एउटा अलग दुनियाँ फरक संसारमा आए चाहिँ हुँदैछ

0: सर, यो फुललाई चाहिँ के भनिन्छ?
1: अहिले चाहिँ हामीले माइकोपिला भेट्यौँ हामीले। यो माइकोपिला भन्ने एउटा जडीबुटी नै हो यो चाहिँ। अनि यो चाहिँ हामीले मेन चाहिँ काटेको ठाउँमा, आलो काटेको ठाउँमा, तपाईँको तत्काल काटेको ठाउँमा हामीले थोरै यो रुवा चाहिँ त्यहाँ प्रयोग गऱ्यौँ भने त्यो खुन रोप्ने काम चाहिँ यसले तत्कालै बन्द गरिदिन्छ। यो चाहिँ एकदम अचम्म तरिकाले
0: खुन रोप्ने काम बन्द गर्छ, खुन रोप्न खुन बग्ने काम चाहिँ बन्द
1: गर्छ। खुन आउँदै गरेको अब ठुलो काटिएको छ भने पनि, अब धेरै ठुलो काटिएको छ भन्दा अलिक असम्भव हुन्छ, तर पनि त्यो बगिराखेको खुनलाई यसले चाहिँ झ्याप्पै रोकिदिने काम गर्छ।
0: यो दुर्लभै हो कि प्राइभेट
1: यो क्षेत्रमा चाहिँ पाइन्छ, तर अब खासै अरूतिर चाहिँ खासै थाहा
0: भएन।
1: यो दोपेगोला एरियातिर पनि मैले देखाएको थिएँ। यो चाहिँ यसरी रुवा झिक्न सकिन्छ, यो फुल मार्नु परेन। हामीले यसलाई चाहिँ जुन हामीले अघि यो खुनलाई खुन बग्ने क्रम चाहिँ बन्द गर्ने भन्ने कुरा गर्थ्यौँ, यो रुवाले गर्ने हो। यो रुवा मात्रै पनि हामीले उखालेर यसलाई चाहिँ युज गर्न सकिन्छ।
0: यो सिधै बाटो चाहिँ कता गयो? हामीले त कुरेटो छोड्यौँ। अब लगभग
1: कुरेटो छोडेर हामी चाहिँ अब यो जम्ला पोखरी बोर्डर एरिया सिक्किम साइडतिर लाग्दैछ। यो बाटै बाटो चाहिँ तपाईँको यो 4 किलोमिटरको नयाँ ट्रेल बनायो। यो चाहिँ पास सर्फेट हुँदै तपाईँको यो बाटो मछुडी गयो भने फाडे मेङ्गो मोड गइरी हुँदै तपाईँको मेजरको डाँडा हुँदै चिया भन्दै त्यही डाँडा चाहिँ फलो गर्दै जानुहुन्छ भने हामी तल यो फलो सन्दकपुरसम्मको रुट कनेक्ट गर्न सक्छौँ।
0: त्यस्तो कुरै त चाहिँ राम्रै गएको छ,
1: यो अलिकति तलसम्म चाहिँ राम्रै भएको छ। अनि त्यस पछाडि तल चाहिँ गाउँले गोठाले बाटो भएको
0: छैन। यता सिक्किम लाग्यौँ,
1: सिक्किममा
0: लसी पोखरी। तिमी जाने के अरे पाँच तरतिर, म जाने सिक्किमतिर भन्नुपछि है गाइड राम्रो लानु भएको छ। मतलब त्यो अलिकति यो यस्तै अँध्यारो भयो पोखरीबाट चुप्रुङमा पसिन्छ, त्यो अलिकति भइरहेको
1: ए त्यस्तो छ है।
0: साह्रै बाक्लो लाग्छ,
1: चुप्रुङमा त पसिँदैन होला,
0: पसिन्छ त्यो गर्छौँ, तर माथि नै छ नि,
1: हामी माथि भ्यू पोइन्ट मात्रै धुने ए मलाई चुप्रुङै नपस्नु।
0: त्यो तल तल पुग्नुहोस्, फेरि तलबाट एउटा बाटो आउँछ, त्यो बाटो आएर आउनु भयो भने कतै नआएको पर्छ, त जानुभयो अब त्यो घुम्ने झर्ना चाहिँ यहाँ हुन्छ। घुम्ने चाहिँ यो बाटो नछोडी हो, यसो ओह्रालो लाग्नु पऱ्यो, एउटा बाटो यता उकालो आउँछ, त्यो चाहिँ फेरि जम्ने आउने अरे, हिँड्ने दाउरा चाहिँ छिटो हुने भयो होइन।
2: तिम्बुङबाट पास्तर फर्किने टोलीले पानी मागी खानुभयो र बिदा हुनुभयो। उहाँहरू पास्तरतर्फ, अब हामी भने सिक्किमतर्फ नै उकालियौँ। अब केही उचाइमा नेपाल भारत सिमाना भेटिन्छ अरे। उसुले भने बर्बादै बनायो, अहिले झ्याप्प छोपेको छ, तर आशा गरौँ केही छिन्न फुल्नेछ मौसम। हामीसँग सिङ्गो दिन बाँकी नै छ अझै।

0: राई पर्यटन व्यवसायी आजको हाम्रो प्रमुख गाइड उहाँ धेरै अनुभवी यस्तो भेगका धेरै यात्रा अनुभव साट्नुहुँदैछ उहाँले। अब यसअघि चाहिँ अलिक झुकिन सक्ने भूखण्ड छ अरे, हामी भने नछुटिकन सँगै हिँड्नुपर्ने हुन्छ, यसै पनि हुसुले केही देखिएको छैन। यस्तोमा साथीभाइसँग अलग भइयो भने फेरि समस्यामा परिन्छ, रुमलिन सकिन्छ। यही अघि नेपालतर्फ पर्ने जोडी पोखरी या भन्नु जुम्ल्या पोखरी रहेछ, हाम्रो दुर्भाग्य मौसम सफा नभएर केही देख्नै पाइएन।
1: हामी केही अगाडि बढेर यो 26 नम्बर पिलर नेपाल भारत सिमाना भए स्थानमा आइपुग्यौँ। यही तलतिर जुम्ल्या पोखरी छ, अहिले एकदमै मौसम चाहिँ प्रतिकूल भएको कारणले हामीले केही नै देख्न सकेको अवस्था छैन। यो पिलर हेर्दा पनि अलिकति जीर्ण अवस्थामा छ, यो हल्लिने अवस्थामा छ, अनि हाम्रो नेपालतर्फको चाहिँ लेखेको पनि मेटिने अवस्था भएको कारणले साथीहरूले चाहिँ यसलाई अलिकति के हामीसँग भएकै साधनले चाहिँ फेरि रङ्ग्याउने भन्ने खालको कुरा पनि आइरहेको छ। अब हामी यहाँबाट बिस्तारै अगाडि बढ्छौँ, यो क्षेत्रको भ्रमण गर्दै गर्दै सकेसम्म हामी लक्ष्मी पोखरी पुग्न प्रयास गर्छौँ, तर मौसमले चाहिँ हामीलाई अलिकति 10 मिटर अगाडिसम्म पनि देख्न नसकेको अवस्था चाहिँ त्यो अवस्था भइरहेको छ। अहिले हाम्रो यो नेपालतर्फको चाहिँ झन्डै मेटिसकेको अवस्थामा भएको कारणले हाम्रो सर शुभ नाम सर
2: दुर्गापालमा उहाँ जनप्रतिनिधि पनि हो, नगरपालिका वार्ड 4 निर्वाचित जनप्रतिनिधि पनि हो। जनप्रतिनिधि आफैले चाहिँ यो सिमानाको यो भोगिलाफ अवस्था देखेर यहाँ जे छ यो चाहिँ विशेष गरी महिलाहरूले श्रृङ्गार प्रयोग गर्ने साधनलाई उहाँले चाहिँ यो सिमानाको श्रृङ्गारका लागि प्रयोग गर्नुभएको छ। हेर्नुहोस् कति
1: अन्यथा चाहिँ कतैबाट पनि लिनु भएन फेरि, किनभने यसो गरिराख्दाखेरि कसैले नराम्रो पनि भन्न सकिन्छ, तर हाम्रो तर्फको यो झन्डै मेटिनै सकेकै अवस्था थियो, यो देखिएकै अवस्था थियो।
3: किताब पनि नेपाल देखेर त्यो भएर अहिले थोरै रहँदैन,
1: यो त मजाले पानी पर्यो भने तर पनि एउटा मायाको रूपमा चाहिँ लिन सकियो किनभने अब हामीसँग भएको स्रोत साधन यहाँ महिलाहरू भएको कारणले लिपस्टिक मात्रै भयो, यो लेपहरू रङहरू हुने कुरो भएन, त्यो कारणले लिपस्टिक प्रयोग गरे। अनि के पो गरेको छ
2: पानी, यो पिलरमा चाहिँ झन्डै यति मान्छे चाहिँ सायदै
1: पहिलो भन्यो।

0: अब यात्रा लस्सी पोखरी तर्फको हाम्रो त्यसले चाहिँ केही देखिएको छैन सर है साह्रै
1: एकछिन बस्छ
0: झोलामा छ खानेकुरा तर अब यहाँ कहाँ खाने भन्ने होइन अगाडि
2: चाहिँ खाता अर्काको
1: होइन त्यहीको है त
0: अहिले हामी भारतको भूभाग खुवाएर हिँड्दैछौँ यो सिक्किमको पानी ढलोको यतापट्टिको क्षेत्र भएर करिब अब दुई अढाई घन्टा त लाग्ला बिस्तारै जाँदा लक्ष्मी पोखरी पुग्छौँ हेरौँ आशा गरौँ मौसम खुल्दा त्यहाँभित्र फेरि सिक्किमको बर्फमा पसेर खाना खाने अथवा खाजा खाने पनि योजना छ आशा गरौँ यो हुस्से चाहिँ हटोस् तर हामी निरन्तर अगाडि चाहिँ बढ्ने नै छौँ
3: अब हामी भारततर्फको भूभाग गएर यात्रा गर्दैछौँ भारतको सिक्किम पर्छ यता यहाँ वास्तवमा प्राकृतिक सिमाना नै रहेछ पानी ढलो वाटरसेडको आधारमा पहाड़को एकातर्फको ढलान भारत अर्कोतर्फ नेपाल पानी पर्दा जता बहाव हुन्छ बहावले नै देश छुट्याउँछ
0: कति राम्रो ठाउँ रहेछ है तर बेला बेला यसरी खुलिदिन्छ वरिपरिको केही चट्टाने भूभागहरू देखिन्छ फेरि मौसमले धोका चाहिँ दिइरहेछ हेरौँ के हुन्छ
3: देश फरक भए पनि भूगोल उस्तै ढुङ्गा चट्टान पहाड उस्तै प्रकृति त्यही नै हो मानिसले सीमा छुट्याएका नहुने कति फरक छैन अघि नेपालको र यता भारतको दृश्यहरू केही पर गोठ देखियो सिक्किमको गोठ रहेछ त्यता यो भेगमा तल सिक्किमको कुनै ठाउँबाट आएर एकजना दाजुले चौरी गोठ बनाएर बस्नुभएको रहेछ हामी नेपाली सबै सिक्किमको यो मानवीय बसोबास भएको गोठ छिर्दैछौँ हामी साथै नेपालबाट आएको कुकुर पनि छँदैछ
4: खेदा यार हाम्रो कुकुरलाई त इन्डियाको कुकुरले सिक्किमको कुकुरले नेपालको कुकुर खेदाइदियो
3: सिक्किमका पासाङ भुटियाको यो गोठमा उहाँको परिवार नै बस्नुहुँदो रहेछ आमा र छोरीका साथ उहाँ चौरी पालन गर्दै यतै धेरै जसो समय बिताउनुहुन्छ उहाँको घर चाहिँ तल सिक्किमकै गाउँमा रहेछ बुवाकै पालादेखि यसरी नै जीवनयापन चल्दैछ उहाँको
0: हामी यसो भिडियो गर्दै गर्दै धन्यवाद सिक्किममा पनि हेरिदिनु भयो एकदम खुसी लाग्यो हजुर
5: सिक्किममा मेरो टावर कति छ
0: ए है
5: एकपल्ट भेटौँ भने कहाँ
0: सोच्यो धेरै धेरै खुसी लाग्यो यो छङ्गा पानी यो छाँगै झर्दो छ नि त यहाँ
5: यहाँ
0: ए तल छ भने झर्नैबाट झर्छ यो खोला
5: ए पोखरी छ
0: यो गोठ थाप्नु भएको कति भयो
5: सुन्नु त पैसा थियो
0: पुरानै हो
5: पुरानै हो तर बिचमा अलिकति फर्सला हटाएर फेरि त्यसपछि अब परिवर्तन भएर अहिले 10-12 वर्ष भयो
0: दस बाह्र वर्ष भइसक्यो भित्र छिर हेरौँ त है कता यता हो
5: नमस्कार
0: धन्यवाद अझै हेर्नु होला यहाँको भिडियोमा आउँदैछ
6: सबैजनालाई फेरि पनि सिक्किममा स्वागत मेरो
7: तर्फबाट
6: ए हुन्छ हुन्छ

0: यो चौरी पालनलाई चाहिँ रोक लगाउने सरकारले निर्णय गर्यो। त्यस पछाडि चाहिँ चौरी मास्ने भइसकेपछि चाहिँ उहाँ चाहिँ फेरि नेपाल साइडमा गएर पनि चौरी पालन गरेरै
1: धेरै राम्रो
0: नेपालको चौरी ह्याङ भन्ने ठाउँमा गएर धेरै वर्ष त्यहाँनिर चौरी पालन
1: गर्नुभयो।
0: अनि फेरि त्यस पछाडि जब यता चौरी पाल्ने अनुमति पाउनु भयो यतापट्टि त्यो चौरी पालनलाई खुला गर्यो अनि फेरि आफ्नै
2: अहिलेको सरकारले
0: फर्केर आएर यसले चौरी पालन गरिराख्नु भयो।
2: पालेको त पहिला 10-12 वर्षदेखि नै पालेको, पहिला
3: पुर्खा
2: हुँदाखेरि चाहिँ बाउको पालोमा थियो, चौरी नै थियो। अनि त्यसपछि पाल्दै पाल्दै हामी गोडला दुईजना छौँ, अनि हामी दुईजना छौँ छोरीहरू, अनि छोरा बुहारीहरू उन्दै घर जोडै छ, उँदो उँदो छ।
1: हजुरको घर चाहिँ यहाँदेखि कति टाढा पर्छ?
2: मेरो एक दिनको बाटो, हजुर एक दिनको बाटो।
1: अनि चौरी चाहिँ अब तल सर्छन् कि अझै माथि सर्दै जान्छन्?
2: चौरी अब अन्तिम यिनै सर्छ, अब यहाँ झर्दो झर्छ एक दिन भर चाहिँ उन्दो उन्दो झर्दै झर्दै यता अब त्यो सन्दकपुरसम्म पनि जान्छ, फलोकसम्म सर्दै जान्छ। हजुर
3: कतिवटा चौरी
2: छ? चौरी 70 जस्तो छ होला। हजुर
3: सबैले दुध दिन्छ कि?
2: हजुर त्यस्तै अब आधी जस्तोले दिन्छ, आधी चाहिँ अब थाहा आउँछ, कोही बेला ब्याउँछ अर्को सालमा, अर्को सालमा अर्को जस्तो परिबन्ध हुँदै दुध त बिग्रिन्छ। यो घिउहरू बनायो, छुर्पीहरू बनायो, माघ छुर्पीहरू राम्रै छ। हजुर त्यस्तै हजुर हजुर। अनि पहिला पहिलादेखि परेको छैन, हामी यस्तै यस्तै अब पेसा गरेर अब अहिले एक दिन टाइम पास पनि हो यसो गर्दै, अनि कोही हिसाब मिलेर भेट्दै अन्त यस्तै छौँ।
1: यसै नेपालबाट घुम्दै आउने पर्यटकहरू पनि निस्किन्छ
2: नि? पर्यटकहरू आउँछ हजुर, आउँछ नेपालको पनि आउँछ हजुर। चिन्जान भएपछि आउँछ यहाँनिर खानु व्यवस्था यसो भएपछि
1: त्यत्तिकै चिन्जान नभएकोहरू घुम्दै घुम्दै पनि यता
2: अनि त्यो पनि आउँछ फ्यामिली
1: आउँछ
2: हजुर।
1: कस्तो लाग्छ नेपाल?
2: एकदम आउँदा खुसी लाग्छ एकदमै, सबै जति नै आयो हामीलाई एकदम खुसी नै छ सबै जग्गा।
1: कसैलाई यता मतलब सिक्किमतिर पो बस्छु भनेर मन लाग्यो भने यसो बस्ने व्यवस्था त छैन?
2: व्यवस्था त अप्ठ्यारो हुन्छ हजुर, हजुर आमा जानु परेको हुन्छ, हुन्छ एक दुई रात बस्दा त के सोचि पर्दैन।
0: हजुर
2: हजुर हजुर।

0: Pine.
1: Sorry, Pine's a Pine, I'll do Winter Pine, so. Oh, tapi ada, oh, dari taro wala unu boy, oh, stu ya. No, no, very, very, I don't know, so I will, I'm going to go, there is some joke, too. Oh, you go, pile up on it, there you go, you. Then I go, no, no, what, no, for the stores.
2: आमा यो चाहिँ कसरी यो प्रविधि रहेछ त फेरि आगो फुक्ने त के भन्छ यसलाई
3: यसले हाम्रो कुराबाट फिट्टा भन्छ फिट्टा
2: फिट्टा
3: फिट्टा नेपाल कुराबाट फाटी
2: फाटी
3: फाटी
2: यसको प्रयोग भनेको चाहिँ आगो फुक्नलाई
3: आगो फुक्नलाई यो सुविस्ता हुन्छ
2: यो केले परेको हुन्छ आमा यो त झोला जस्तो देख्छु म त
3: यो त खास गरी छालले बनाउँछ अहिले छाल पाउनु छोड्यो यो पालले बनाएको त्रिपाल कारीकोटले
2: कारीकोटले बनाउँछ
3: थालाले बनाउँछ मारेर बनाउँछ
2: यसको मुख्य प्रयोग भनेको त आगो फुक्ने
3: आगो फुक्ने मात्रै हो त्यति मात्रै हो
2: यो पहिलेदेखि नै हजुर चाहिँ गोठमा बसोबास गर्नुहुन्छ कि के कसो छ
3: अब हामी उहिलेदेखि नै पोस्तु पालेर पोस्यो परै छैन यस्तै पोस्तु पालेर पोस्यो
2: पहिले केटाकेटी हुँदा पनि गोठतिर
3: केटाकेटी हुँदै गोठदेखि नै पोस्यो
2: होइन अर्को घरहरू पनि देखिएन नजिकै त यो कहिलेकाहीँ त डर लाग्दैन
3: के कोठ छ यहाँ तल मैले अहिले तपाईँ गहिरो लागेर नडिएको छ यहाँ यहाँ तल छ उत्तम छ तँ बिमार के भयो भने छ ग्रुपै छ
2: तर अब फेरि आफ्नो घर पुग्नलाई त एक दिनै हिँड्नु पर्छ
3: आफ्नो घर पुग्नलाई त अब बिहान गयो भने त लुगा पुग्छ
2: ए भनेको तपाईँहरूलाई त्यस्तो अप्ठ्यारो छैन कि
3: छैन है त साह्रो बोली गयो भने यो फौजीले पनि सही भयो गरिहाल्छ आउँछ बोला
2: गर्छ
3: गर्छ लानु साथी गर्छ दबाई पानीहरू सबै केही छ
2: अप्ठ्यारो चाहिँ के हुँदो रहेछ आमा यहाँ बस्दा लेकमा बस्दा
3: हामी त अप्ठ्यारो के छैन तपाईँहरू आउनु भयो राम्रो भयो फेरि पर्दैछ आउँछन् राम्रो
2: कहिले काहीँ यसरी आउँदा खुसी लाग्छ
3: खुसी लाग्छ
4: तपाईँहरू उताबाट आउनु भएकोमा धेरै धेरै धन्यवाद यहाँसम्म आइदिनु भएकोमा सिक्किम सिक्किमलाई माया गरिदिनु भएकोमा धन्यवाद
5: हामी गोठबाट निस्क्यौँ र अघि बढ्यौँ अबको गन्तव्य लक्ष्मी पोखरी लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा अनेकौँ अन्य तालहरू भेटिन्छन् रे प्राय ठुलै आकारका तालहरू छन् यता तर ताल चाहिँ भनिँदैन यहाँ सबै पानीका दहलाई पोखरी नै भनिन्छ यता सबैजना अहिले सिक्किमको गोठ सम्बन्धी गफ गर्दैछौँ हामी अचानक त्यहाँ पुग्दा गोठवासी निकै हर्षित हुनुभएको थियो सपरिवार नै कति राम्रो आतिथ्य छ उहाँहरूको यति प्रतिकूल वातावरणमा उहाँहरूसँग राम्रो गफगाफ गर्न पायौँ हामी पनि निकै हर्षित भयौँ यहाँको यस्तो ठाउँमा यति मिठो सत्कार पाउँदा गोर्खा सबैजनालाई फेरि पनि धन्यवाद हामी उसैदेखि नै भूगोल छिटुल्दै अघि बढ्यौँ गोरेटो जस्तो चाहिँ छ तर त्यति स्पष्ट छैन हिँड्नलाई अप्ठ्यारो छैन जहाँ जतैबाट ढुङ्गा तर्किँदै हिँडे पनि हुने यो स्थानमा एक्लै दुक्लै यात्रा गर्नु चाहिँ उचित हुँदैन सबैतिर हेर्दा उस्तै देखिनाले हराउन सकिन्छ अहिले अमीरजी हुनुहुन्छ हामीसँग र ढुक्क छौँ नत्र यहाँ सजिलै रुमलिन सकिन्छ एकजना जानकार व्यक्ति बिना यहाँ हिँड्न चाहिँ म सल्लाह दिन्न लक्ष्मी पोखरी जाँदै गर्दा बिचमा कतै लाम पोखरी पर्छ अरे हामी लाम पोखरीतर्फै बढ्दैछौँ अहिले हामी समुद्री सतहभन्दा 44-45 सय मिटर उचाइमा होलाउँ हाल निकै फरक अनुभव अत्याधिक रोचक लागिरहेको छ यो यात्रा यति निर्जन ठाउँ यहाँ हामी बाहेक कोही पनि मानिस भेटिँदैन घर त हुने कुरै भएन टाढा टाढा दुरीमा गोठहरू चाहिँ छन् रे मानवीय चलपल त शून्य प्राय नै छ यहाँ रहेछ लाम पोखरी निकै लम्बाइ भएको ठुलो पानीको दह अगाडि विशाल चौर छ लामपोखरीको दृश्य एक तहमाथि चढेर हेर्दा उत्कृष्ट देखिन्छ अरे हामी चट्टानको माथिल्लो तहतर्फ चढ्दैछौँ
6: हामी बसेको खाजा खाएको गोठबाट मात्र चाहिँ 10 मिनट जति अगाडि हिँडिसकेपछि यो लामपोखरीमा हामी आइपुगेका छौँ लामपोखरी लामो भएरै होला सायद

0: यसलाई लामपोखरी नामाकरण गरिएको हुन सक्छ। यो चाहिँ सिक्किमको भूभागमा पर्छ, भारतको लगभग। हामी त हिँड्दै आउँदाखेरि कहिले नेपाल कहिले सिक्किम हुँदै नै हिँड्दैछौँ, तर अब यो भूबनोट उस्तै छ, मात्र एउटा पोलिटिकल बााउन्ड्रीले छुट्याएको भेग। तर हामीले त्यहाँ होटलमा चाहिँ अथवा भनौँ त्यो गोठमा चाहिँ गफहरू गरिराख्दाखेरि चाहिँ एकदमै यो सहृदयताको चाहिँ अनुभूति पायौँ। र यो ठाउँहरू हेर्दा लाग्दैन यो भारतको भनेर, किनभने अब भूगोल त्यही हो, अत्याधिक सुन्दर क्षेत्रहरू छन्, चाहे नेपाल होस् चाहे भारत होस्, प्रकृति त्यही हो। र यो एउटा जुन मनमा आनन्द हुन्छ त्यो चाहिँ यो भेग चाहिँ हिँड्दाखेरि मात्रै पाइन्छ। पूर्वको क्षेत्रमा मैले यति राम्रो लेखहरू चाहिँ सायदै भेटेको थिइनँ यो हाम्रो पूर्वी क्षेत्रमा चाहिँ। र एकताल म रिकमेन्ड गर्छु, यदि यहाँहरू चाहिँ तिम्बुङ पोखरी आउनुहुँदैछ भने चाहिँ यो अहिले हामी हिँडेको बाटो लक्ष्मी पोखरी र यो लाम पोखरी अनि हाम्रो जुन जम्ल्या पोखरी थियो त्यो अगाडिको त्यो सबै भेगहरू चाहिँ एकताल भ्रमण अवश्य गर्नु।
1: हुस्टुले एकैछिनमा छोपिदिन्छ, एकैछिनमा खोलिदिन्छ दृष्टिहरू। धन्न पानी चाहिँ परिहालेको छैन आज। हामी निरन्तर उचाइ नै चढ्दैछौँ। हाल अमीरजीले यहाँको भूगोलको वृत्तान्त बताउँदै जानुहुँदैछ। हाल हामी भएको स्थान भारतको सिक्किम नै पर्दो रहेछ। यता पर्यटक त्यति आउँदैनन् खासै, भारतीय सुरक्षाकर्मी बेला बखत सीमा गस्तीमा चाहिँ हिँड्छन् रे। आज हामी बाहेक अन्य कोही भेटिएकै छैन। अमीरजीले फेरि सचेत गराउनु भयो, अब हामी छुट्टिएर नहिँड्ने, बाटो अल्मलिन्छ एक्लै परियो भने। अमीरजीले यो भेगमा धेरै यात्रा गरेकोले उहाँलाई चाहिँ सबै भूगोल र बाटोहरू याद छ। नौलो मानिसका लागि त यो चक्रव्यूह नै हुनेछ। अझ आज हुसु लागेकोले केही देखिएकै छैन, थोरै पर नै के छ ठम्ब्याउन सकिन्न कहिले काहीँ त।
2: ल, यो पर देखेको चाहिँ कान्छी पोखरी रहेछ है, तर अलिअलि मधुरो मधुरो देखिँदैछ।
1: हामी फेरि ढुङ्गेन बाटो भएरै उभियौँ। उचाइ निकै चढिँदैछ अहिलेसम्म। कति सुन्दर बगैँचा यो, प्राकृतिक बगैँचा। यस्तो भूगोलमा प्राकृतिक रम संयोजन कति कुशल देखिने। यी राता भदौरे फुल, कालो चट्टान, हरियो भुइँ, आज आकाश चाहिँ निलो देखिएन। हिँड्नलाई गोरेटो या बाटो नै चाहिँ नचाहिने, ढुङ्गेन भेगमा जसरी पाइला चलाए पनि हुने। यसै हेर्दा गाई बस्तु गोठाला हिँड्ने गोरेटो पनि देखिन्छ कता कता।

0: यहाँ आएपछि अर्को पोखरी भेटियो, यो हाडी पोखरी रहेछ। नेपालतर्फ पनि हाडी पोखरी थियो, नाम एउटै तर दुईतिर नै पर्दो रहेछ फरक फरक हाडी पोखरी। कहिले उसले पुरै छोप्छ पोखरीलाई, कहिले सफा भएर खोलिदिन्छ पनि।
1: अहिले चाहिँ हामी लक्ष्मी पोखरीतर्फ जाँदै गर्दाखेरि चाहिँ बाटोमा चाहिँ हामीले सिक्किमको हाडी पोखरी, यो चाहिँ हाडी पोखरी हो। अब हाडी चाहिँ नेपालपट्टि पनि छ अनि सिक्किमपट्टि पनि छ। अब कस्तो छ भने तिम्बुङ दर्शन चाहिँ हाडी पोखरी दर्शन नगरी अपुरो हुन्छ, अधुरो हुन्छ भन्ने एउटा मान्यता छ उतापट्टि नेपालपट्टि, भने यतापट्टिको लक्ष्मी दर्शन गर्न आउँदै गर्दाखेरि पनि हाडी पोखरी चाहिँ, अब मौसम खुलेको बेलामा त बाटैबाट दर्शन हुन्छ, मौसम नखुलेको बेलामा चाहिँ अलिक देखिँदैन र पनि, अब हामी देखिँदैन र पनि, अब हामी यहाँ छौँ अहिले हाडीमा छौँ, अब थोरै मासतिर गएपछि हामी लक्ष्मी।

ठ्याक्क यो मौसम चाहिँ कस्तो भइरहेको छ भने हामी हिँड्दै जान्छौँ, हामी सँगसँगै मौसम खुल्दै जान्छ। अब यो भेग जुन सेतो देखिँदैछ यो चाहिँ अहिले हामीले हेरेको हाडी पोखरी हो। ठ्याक्कै हामी बस्छौँ अनि खिची सक्छौँ अनि ठ्याक्कै पर्दा लाग्छ अनि फेरि अगाडि जान्छौँ, फेरि खुल्छ। एकदमै रमाइलो भइरहेछ, एकदमै यो मौसमले पनि झिस्काइरहेछ हामीलाई। यो मलाई चाहिँ के लाग्यो भने एक प्रकारले त यो तहगत रूपमा पोखरीहरू रहेछन्, सायदै योभन्दा माथिको लस्सी पोखरीबाट पानीको निकास यहाँ झर्के देखिन्छ र हाँडी पोखरी बनिएको छ भने हाँडी पोखरीबाट तल झरेर त्यही लाम पोखरी बनिएको हो कि त भन्ने मेरो अनुमान रह्यो, किनभने एउटै तहमा यिनीहरू चाहिँ लेभल लेयर लेयरमा तह तहमा बसेका छन्। अब यहाँनिर चाहिँ अलिकति बेसी उचाइ भएको कारणले सास फेर्नु नै अप्ठ्यारो छ, अलिकति हिँडकि स्यास्या हुने अवस्था छ। हामी तिम्बुङ पोखरीभन्दा सायदै केही उचाइमा छौँ, मलाई यसै अनुमान गर्दा चाहिँ हामी 4500 या 4600 मिटरको बिचमा छौँ कि त भन्ने एउटा अनुमान छ। अब हामी केही अगाडि गइसकेपछि ठ्याक्कै लक्ष्मी पोखरीको दर्शन मिल्ने अवस्था छ।

अबको हाम्रो अन्तिम गन्तव्य यताको लक्ष्मी पोखरी। अब यही अहिलेको पहाड़को अर्कोतर्फ गहिराईमा लक्ष्मी पोखरी अवस्थित रहेछ। यता सिक्किमको लक्ष्मी पोखरी लक्ष्मीको वासस्थल हो भन्ने बुझियो। तिम्बुङ पोखरीमा विष्णुको वास छ रे। यो क्षेत्रको ठूलो पोखरी चाहिँ लक्ष्मी पोखरी र तिम्बुङ पोखरी नै हुन्। अन्य दर्जन बढी पोखरी छन् केही साना आकारमा। यो भेग घुम्नलाई चाहिँ अत्यन्त रमाइलो हुने रहेछ। यता भारततर्फ त कुनै व्यवस्थित होटल छैन, तर नेपालतर्फ तिम्बुङ पोखरी नजिक होटल छ। तिम्बुङ पोखरी आउने एउटा प्याकेज नै रहेछ। यदि तिम्बुङ आउने हो भने यो भेग घुम्न चाहिँ छुटाउनु हुँदैन पक्का। दिनभर यहाँ घुमेर बेलुकी बास बस्न नेपालतर्फको होटल सहजै पुग्न सकिन्छ। या त प्याकेज लिएर तिम्बुङ र लक्ष्मी पोखरी दुवै घुम्नु, या त होटलकै जानकार व्यक्ति लिएर यता आउनु। तर एक्लै दुक्लै आफू खुसी चाहिँ यता नआउन फेरि सल्लाह दिन्छु म। यता सबैतिर उस्तै देखिन्छ, धेरै उचाइ भएकोले हुसु लागिरहन सक्छ। यहाँ आएर अलमल परियो भने अप्ठ्यारोमा चाहिँ परिन्छ नि। यहाँ यस्ता चुच्चे डाँडाका कैयन तहहरू छन्। एउटा कटेर अर्कोतर्फ जाँदा फेरि उस्तै नै आउँछन् भूगोल। ढुङ्गा या चट्टानको बनावट पनि उस्तै नै लाग्छ। ठाउँ चाहिँ यति गजबको छ भनेर साध्य छैन, दृश्य आफै बोल्छ यस विषयमा चाहिँ। हामी अब लक्ष्मी पोखरी पुग्नै लाग्यौँ। साथीहरूको एउटा टोली अघि नै पुगिसकेछ पोखरी। हामी उहाँहरूलाई पछ्याउँदैछौँ। यति मनोहर वातावरणमा खुलेर मजा लिँदै अलि ढिलो गरेर हिँड्दैछौँ हामी। नेपालतर्फको कुनै गोठबाट हामीले पछ्याउँदै आएको कुकुर हामी साथै छ। यो हो लक्ष्मी पोखरी, निकै उत्कृष्ट र विशाल पनि। हामीभन्दा अघि आउने साथीहरूले लिनुभएको दृश्य यो। ठिक्क उसु हराएको बखत यस्तो देखिँदो रहेछ पोखरी। हामी पछाडि ढिलो गरी आउने साथीहरू यहाँ आइपुग्दा उसुले सबै छोपिदियो।

देख्न पाएकै छैनौ पोखरी अहिलेसम्म। यत्रो दुःख गरेर यहाँ आइसकेपछि पोखरी नहेरी फर्किने कुरै भएन। बरु घन्टौँ प्रतीक्षा गर्नेछौ, समय निकै बाँकी नै छ।

0: एकजना साथी तल जानुभयो, पोखरी फेरि एकैचोटि तल गएको छ कि के छ देखिएको छैन, हामी यसरी प्रतीक्षा गरिरहेको छौँ सबैजना साथीहरू, तर यतापट्टि खुलेको छैन, तर आकाश चाहिँ फेरि खुलेको छ र आशा गरौँ केही दिनमा खुल्छ कि। हामीले करिब झन्डै घन्टा भयो यहाँनिर पर्खेको, यो लक्ष्मी पोखरीको माथिल्लो भित्तामा यो सबै केन्जो पदमशाल भित्तैभरि देख्न सकिन्छ, यसरी नै यो चट्टान भूमिमा प्रशस्त पदमशालहरू छन्। हामीले धेरै समयसम्म लक्ष्मी पोखरी खोलिदिन्छ कि भनेर प्रतीक्षा गऱ्यौँ, तर करिब एक डेढ घन्टासम्म पनि नखुलेपछि अब मौसमलाई हामीले जित्न सकेनौँ। अब वास्तवमा लक्ष्मी पोखरी चाहिँ यो यात्रा गर्दाखेरि यो भेगमा भेटिने एउटा ठुलो मध्येको पोखरी आकारको हिसाबले चाहिँ र महत्वको हिसाबले पनि यो भयङ्कर ठुलो चाहिँ महत्व बोकेको पोखरी हो। भनिन्छ लक्ष्मी पोखरी चाहिँ साक्षात देवी लक्ष्मीको चाहिँ बास रहेको स्थान हो। यो स्थानमा आएर दर्शन गर्दाखेरि चाहिँ धन लाभ हुने, अलिकति मनमा भएका चाहिँ इच्छा आकांक्षाहरू पूरा हुने एउटा चाहिँ विश्वास रहिआएको छ। हाम्रो धेरै समयको प्रतीक्षा पश्चात पनि पोखरी नखोलिदिएपछि हामीले पोखरीसँग नै माफी माग्दै यहाँबाट चाहिँ फर्किएर चाहिँ जानुपर्ने अवस्था रह्यो र हामी अब यहाँबाट फेरि फर्किएर तल जान्छौँ र त्यहाँबाट चाहिँ भोलिको लागि चाहिँ जुन एउटा तिम्बुङ क्षेत्रमा चाहिँ एउटा यो तिम्बुङ ट्रेल रन चाहिँ आयोजना भएको छ त्यसको चाहिँ फेरि दृश्यहरू राख्छौँ र लेकमा जहाँ चाहिँ हामीलाई सास फेर्न पनि मुस्किल हुन्छ त्यहाँ चाहिँ प्रतिस्पर्धीहरूले धावकहरूले कसरी चाहिँ प्रतिस्पर्धामा भाग लिनुहुन्छ र कुन चाहिँ एउटा क्षमता देखाएर चाहिँ दौड लगाउनुहुन्छ अबको हाम्रो दृश्य चाहिँ त्यो नै रहनेछ।
1: पोखरी यही छ भन्ने लक्षण चाहिँ बुझियो, धेरैले पोखरी हेर्न पाइएन, हुस्टु हट्ला भनेको झन् थपिएर गयो, अब हामी तल फर्किनुको विकल्प छैन। हामी फर्किएर तिम्बुङ पोखरी छेउको होटलमा आयौँ, यहाँ खाना बस्नको राम्रो व्यवस्था छ, यो व्यवस्थित होटल नै हो। आज नयाँ दिन, मौसम सफा गरी खुलिदियो।
2: ठुलो भन्ज्याङको गोठ, ए यो तल देखिएको, ए कति चौरी गोठ हो नि, कतिवटा पो छन् चौरीहरू?
3: 40
2: चौरी। ए सबैले दुधहरू दिन्छन् कि घर?
3: मैले दिन्छ।
2: ए कति लिटर जस्तो आउँदो रहेछ चौरीको दुध?
3: 4 लिटर जति आउँछ
2: एउटाको, भनेपछि त धेरै पो हुन्छ त दुध त। ए अनि के बनाउनुहुन्छ त्यसमा? अनि कति अगाडिदेखिको रहेछ तपाईँहरूको यहाँ?
3: हाम्रो त 20 वर्ष जति पाले।
2: 20 वर्ष भने
1: तिम्बुङ पोखरीको यतातर्फ अर्थात् हाम्रो नेपालतर्फ पनि चोरी गोठहरू छन्। एउटा गोठमा हामी छिरी हेरौँ, यहाँ दुध पनि पिउनेछौँ र दाजु हुनुहुँदो रहेछ भने गफ पनि गर्नेछौँ।
4: तपाईँको चाहिँ गाईहरू छन् कि चौरी?
5: चौरी छन्।
4: मेरो चौरी गाई, कति चौरी गाई छन्?
5: मेरो
4: 25-26
5: जम्मै दही हुँदैन, बगाल चाहिँ त्यति छ होइन। अब मेरो पनि अहिलेको सिजनमा 18 ब्याउने उसमा, अब यो रोगले के भएर मेरो 9 मात्रै भइरहेछ अहिले।
4: रोग चाहिँ कुन लाग्छ यतातिर?
5: रोग चाहिँ त्यही 29 भाइरस,
4: लम्पी
5: अहिले थालाको हो। त्यसैले गर्दा चाहिँ अब सबैको जस्तो अहिले ठाउँमै बस्तु गोरु लाग्ने, गोरु लाग्दा कुनै नथामिने, कुनै 3-4 महिना भएपछि ऊ गर्भ फ्याँक्ने, फेरि त्यस्तो अवस्था भएर चाहिँ अहिले सबैको गोठमा अलिक कमै हुन्छ। अब 8-10 त उयो भने पनि 6-7 महिन जस्तो छुर्पी हुन्छ, 4-5 बिक्री हुन्छ।
4: दुध चाहिँ बिक्री त हुने कुरा भएन,
5: त्यो सिस्टम छैन यहाँ।
4: कता लानु र दुध
5: कता लानु होइन? अब बाक्लो घर भए पो वरपर गरेर अब यहाँ 6-8 महिना बस्ने भए पो व्यवस्थापन गर्नु डाइरी। अब कुनै ऊ फेसिलिटी बनाएर चिज बनाउनु, पनिर बनाउनु त पनि सम्हार छैन। अब पनिर बनाउँदा पनि मार्केट चाहियो, मार्केट छैन, बजार छैन,
4: तपाईँले जाने कुरो
5: भएन। अनि त्यो भएपछि नजिक गाउँ छैन,
4: आफ्नो
5: गाउँ लगभग एक दिन लाग्छ दुध कुहिन्छ, जाम छ, अब त्यो सम्हाले छैन। जति सामान पनि घिउ छुर्पी मात्रै
4: घिउ
5: छुर्पी रहन्छ।
4: अनि यहाँ राज्यबाट केही त्यस्तो तपाईँहरूले सुविधाहरू पाउनु भएको छ कि अहिलेसम्म?
5: अहिलेसम्म छैन।
4: यो त किसानहरूलाई त विभिन्न तपाईँको बजेटहरू छुटिन्छ
5: होइन? अब बजेटहरू छुटिन्छ, अब छुट्यो भनेर माथिबाट घोषणा भएको रेडियोमा न्युजमा हेरिन्छ, तर हामीले अब त सेवा सुविधा लिने ठाउँमा गएर अब कागजात मिलायो, अब डकुमेन्ट केही मिलायो, अब मिलाएर अब हामी ती बसिरहने कुरा हुँदैन। साथीभाइलाई अराएर आउनुपर्छ, अराएर आउनुपर्दा कहिले म्याद गयो भन्छौँ, कहिले तपाईँको त के मिलेन अब समय जानाबाट आउनु भन्छौँ, अब त्यो हामीले गएर समय उ गरेर मिलाएर लिनै नपाइँदो रहेछ।
4: यहाँ आएर सोधिदिने पनि कोही छैन फेरि?
5: अब सोधिदिने हुन्छ नभए चाहिँ तपाईँहरू जस्तै पत्रकार हुनु, अरू हुन्छ नि सोधिदिने, त्यो त छैन। राज्यको निकाय त छैन
4: अहिलेसम्म, यहाँसम्म आउँदैन।
5: अब सोध्ने त होइन, अब हामीले गएर उही अब हाम्रो यस्तो व्यवस्था छ, हामी यसरी गर्दैछौँ, हामीलाई के सुम दिन सक्ने सहुलियत दिन्छ भन्दा अब त्यो अहिले छैन, अब पछाडि बजेट छुट्टिएछ केही आएछ भने यसो सम्पर्क गरौँला भन्ने चलनै छ होइन। बिक्री हुँदैन
4: जसको कारणले गर्दा मूल्य पनि त घट्यो होला,
5: मूल्य त घट्यो। अब पहिले लाख रुपियाँमा जाने चौरे अब अहिले 50,000 जाँदैन,
4: 50,000
5: बिक्दैन भनेपछि मूल्य कन्त घट्यो नि। अब पोहोरदेखि हाम्रो अहिले 1,000 रुपियाँको भाव पनि घट्यो। अब बाहिर अमेरिका जान्छ, अब डक्टरको रूपमा जान्थ्यो, अब अहिले आएर कतिवटा कम्पनीले चाहिँ अब यता नेपाली नक्कली शरणार्थी बनिएर जाने मान्छे चाहिँ यता ठाउँबाट चाहिँ उही कम्पनी खोल्दै अरे, अब अस्ट्रेलिया र अमेरिकामा पशुपालक धेर अरे होइन, त्यहाँ भएपछि अब 4-5 कम्पनी अमेरिका र अस्ट्रेलिया हुँदाखेरि अमेरिकाको आधी बजार चाहिँ उहीको डक्टर उत्पादनले भ्याइदियो अरे, त्यो भ्याइदिएपछि अहिले जब 6 कति कम्पनीमा 3 कति कम्पनी चाहिँ ड्यामिसै भयो, त्यो कम्पनी लाँदै लगिँदैन, त्यो भएपछि कतिको माल अहिलेसम्म गोदामै ठप्प छ, अब कतिको चल्ने कति नचल्ने छैन होइन। अब हाम्रो चौरीको छुर्पी चाहिँ अलिक खाने रूपमा जाँदाखेरि अलिक इन्डियातिर जाँदा पनि खानेमै जाँदाखेरि अब छट्टै उठेर जाँदा मान्छेले खानेमा जाने सम्भावनामा मात्रै छ।
1: हामीले दाजुको गोठमा बसेर धेरै समय बितायौँ, चिसो ठाउँ आगो ताप्दै यसै बस्न पनि रमाइलो भयो। हाम्रो देशमा वास्तविक किसानलाई राज्यले कहिले सम्बोधन गर्दैन, हरेक गोठ र यताका कृषकहरूको मुखमा यही पीड़ा भेटिन्छ नै।
2: आज बिहानै हामी यो भन्ज्याङको रेड पाण्डा होटलमा उठ्यौँ, अब आज चाहिँ यहाँनिर यो म्याराथनको तयारी हुँदैछ, सबै धावकहरू एकदमै तयारी अवस्थामा हुनुहुन्छ। तिमुङ पोखरीबाट सुरु हुने करिब 8 लामो यो दौड़को प्रतियोगितामा चाहिँ सिक्किमको पनि प्रतियोगीहरू आउनु भएको छ, नेपालको हुनुहुन्छ, गोठ चौरी गोठवासी हुनुहुन्छ भने अलिकति व्यवसायिक खालको धावकहरू पनि हुनुहुन्छ। अब यो लेगमा उहाँहरूले कसरी कुद्नुहुन्छ, को अगाडि को पछाडि र को विजेता हुन्छ, यहाँ विजेता प्रथम दोस्रो र तेस्रो हुनेलाई चाहिँ पुरस्कारको व्यवस्था पनि रहेछ, त्यो चाहिँ अब हामी हेर्छौँ यहाँनिर। हामी उहाँहरूसँग कुद्न त सक्दैनौँ, तर बिच बिचमा साथीहरू हुनुहुन्छ, खिच्दै खिच्दै खिच्दै हामी तलसम्म चाहिँ उहाँहरूको चाहिँ दौडलाई चाहिँ निहाल्नेछ।
6: म्याराथन भनेर रन भनेर हाम्रो यहाँ तिनबुङ पोखरी संरक्षण समितिले आयोजना गरेको र हामी पर्यटन कार्यालय काँकरभिट्टाले चाहिँ यसलाई चाहिँ के आर्थिक सहयोग गरेको र सहकार्यको रूपमा हामीले यसलाई नजिकबाट हेरिरहेका छौँ। र यो डेस्टिनेसनमा चाहिँ सबैभन्दा महत्वपूर्ण काम भनेको चाहिँ यहाँको संरक्षण समितिले गरेको छ र उहाँहरूसँग सहकार्य गर्न पाउँदा हामी एकदमै खुसी भएका छौँ। र यो हाम्रो सुरुवात हो, यो जुन अहिले रन म्याराथन भनेर हामी जुन सुरुवात भएको छ यो

0: एउटा प्रारम्भिक काम हो. यसले यस्तो क्षेत्रहरू चाहिँ यो कोशी प्रदेशभित्र रहेका धेरै क्षेत्र धेरै डेस्टिनेसनहरूलाई चाहिँ हामीले अहिले सूचीकृत गरेका छौँ.
1: यसरी चाहिँ अगाडि बढ्नुपर्ने भयो क्या. कोही छैन कसलाई सबैजना आइसन क्या. अब होइन
2: करौँ यहाँबाट तल पाङ्गासम्म 7.8 किलोमिटरको दूरी तपाईँहरूले पार गरेर त्यहाँ पुग्नुपर्नेछ.
1: कति बेला पुगेर चाहिँ पाङ्गा पुगौ भन्ने छ, उपाधि कति बेला जितौ भन्ने छ, त्यो स्वाभाविक हो. तर त्यो स्वाभाविक कुरा अन्तर्गत तपाईँहरूले सबैभन्दा संवेदनशील त्यहाँनिर र तपाईँहरूले 50,000 बराबरको त्यहाँ केही क्षति भयो भने, तपाईँहरूको शरीरमा कुनै चोट लाग्यो भने
3: उचित तरिका सबै थाहा छँदैछ. ढङ्गले बुझ्ने
1: सबैजना
4: सबै उसको जाना भइगयो.

0: 等你。来来来来。我刚上到这高速上。
1: ആ
0: സ്ഥലക്കാരോ വരാട്ടോ വിസ്റ്റർ വിസ്റ്റർ അങ്ങാടി ധേരെ അങ്ങാടി വൈശാഖേ നാട്ടി വരൂ സ്ലോലി സ്ലോലി ലാ അച്ഛാ അമ്മ ഒന്നേ കാര്യം ലായ സാറോ കുതോയി കുതോയി
2: മേരെ പത്തി
0: कस्तो हुँदो रहेछ हौ अनि अन्तिममा आइयो त अन्तिममा हो दुईजना बाटो यतै हो यो रेसको सबैभन्दा अन्तिममा चाहिँ कस्तो अनुभव भइरहेछ के हिँडेर पो
3: तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा नेपाल साथै भारतबाट आएका तीन महिला सहित 30 धावकले भाग लिए। करिब 8 किलोमिटर दूरी 33:31 पार गर्दै पाँचथरका विशाल राई प्रथम भए। भारत सिक्किमका पिङ्सो नामग्याल भुटिया दोस्रो भए भने तिम्बुङ पोखरीकै चौरी पालक भरत बानिया तेस्रो भए। हामीलाई 1-2 घण्टा भन्दा बढी लाग्ने दूरी उनीहरूले आधा घण्टामै तय गरे र प्रथमले 30,000 दोस्रोले 20,000 र तेस्रोले 10,000 साथमा ट्रफी प्राप्त गरे। हामीलाई पनि यो दौड हेर्न अत्याधिक रोचक लाग्यो। तिम्बुङ पोखरी र लक्ष्मी पोखरी यात्रा अविस्मरणीय रह्यो। यहाँहरूलाई भिडियो कस्तो लाग्यो त प्रतिक्रिया कमेन्ट गरिदिनु सहित आजलाई भने म सचिन उपाने सहित सम्पूर्ण टिम बिदा मान्छु। भिडियोको अन्त्यसम्म रहनुहुने सबैजनालाई धन्यवाद।
4: झन्डै 50 स्क्वायर किलोमिटरमा फैलिएको यो सहरमा लगभग 20 लाख मानिसहरूको बसोबास छ। यसको नाम सुन्ने बित्तिकै हामी ठुला बिल्डिङहरू, प्राचीन मठ मन्दिर, मानिसहरूको हुल र वल्ला, गल्ली गल्लीको त्यही ट्राफिक जाम, फोहोरको डङ्गुर र लाखौंको संख्यामा यो सहर हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरूलाई कल्पना गर्छौ। यो सहर नेपालमा पर्यटन उद्योगको प्रवेशद्वार हो र देश छाड्नेहरूका निम्ति विकासद्वार पनि। यो सहर धनी वरिष्ठका लागि पैसा छाप्ने यन्त्र हो र गरिब दुखीका लागि गरी खाने थलो पनि। यो सहर नेपालकै सबैभन्दा विकसित सहर हो र सबैभन्दा बढी जनघनत्व भएको सहर पनि। यो हो हामी सबैको सपनाको सहर काठमाडौँ। तर आजभन्दा करिब 250 वर्ष अगाडि काठमाडौँ केही फरक थियो। ठ्याक्कै कस्तो थियो भनेर कुनै तस्विर या भिडियो त छैन, तर इतिहासका विभिन्न पुस्तकहरू पढ्ने हो भने केही तथ्यहरू भेट्न सकिन्छ। जस्तै काठमाडौँमा त्यो समय मल्ल राजाहरूले शासन गर्थे र राजा थिए जयप्रकाश मल्ल। त्यति बेला काठमाडौँमा फ्याट फुट केही थोरै घरहरू मात्र थिए, तर त्यसको तुलनामा खेती योग्य जमिनहरू भने टन्नै थियो। खुल्ला चौर, अनगिन्ती सांस्कृतिक धरोहर र मठ मन्दिर, ठूला दरबार र वास्तुकलाका उत्कृष्ट नमूनाहरू, चारैतिर हरियाली, डाँडा काँडा, वन

फेरिएको छ र त्यो हो नेपालको राजधानी। पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि जित हासिल गरेको केही समय पछाडि विक्रम सम्वत 1826 चैत्र 12 गते काठमाडौँलाई आफ्नो राजधानी बनाउँछन् र काठमाडौँकै दहचोकमा बसी आफ्नो शासन चलाउँछन्। तर काठमाडौँ नै किन त, उनले काठमाडौँमा त्यस्तो के देखे जसले गर्दा आफ्नो जन्मभूमि गोर्खालाई नभएर आफूले भर्खरै जितेको राज्यलाई आफ्नो देशको राजधानी बनाइदिए? काठमाडौँलाई नै आफ्नो देशको राजधानी बनाउन उनी बाध्य थिए या यसमा उनको केही रणनीति थियो त? पृथ्वीनारायण शाहको त एउटा कुरा होला, तर 250 वर्ष पछाडि अहिले पनि देशको राजधानी किन काठमाडौँ नै छ त? किन कसैले यसलाई फेर्ने आँट गरेको छैन त? आउनुहोस् यो सबै विस्तारमै बुझ्ने कोसिस गरौँ आजको इन्डेप्थ स्टोरीमा। काठमाडौँको कुरा गर्नुभन्दा पहिला हामीले क्यापिटल शब्द बारेमा थोरै जान्नै पर्ने हुन्छ। क्यापिटल शब्द आफैमा एउटा ल्याटिन वर्ड क्यापुटबाट आएको शब्द हो जसको अर्थ हेड अर्थात् टाउको हुन्छ। क्यापिटल सिटी कुनै पनि देशको एडमिनिस्ट्रेटिभ र पोलिटिकल सेन्टर हो। सुप्रिम कोर्ट, पार्लियामेन्ट र अरू थुप्रै गभर्नमेन्टल एजेन्सी देशको राजधानी भित्रै हुन्छ। त्यसैले प्राय सबै देशले आफ्नो देशको सबैभन्दा ठूलो सहरलाई नै आफ्नो देशको राजधानी बनाउने गरेका छन्। तर कुनै पनि देशको राजधानी मेनली यी चार फ्याक्टरहरूद्वारा चुज गरिन्छ: पोलिटिकल, हिस्टोरिकल, इन्फ्रास्ट्रक्चरल र इकोनोमिक एस्पेक्ट। प्राय सबै देशले यही नियमको पालन गरी आफ्नो देशको राजधानी छान्ने गर्छन्। उदाहरणका लागि हामीले इङ्ल्यान्डलाई लिन सक्छौँ। लन्डन इङ्ल्यान्डको राजधानी हो, तर त्यस अगाडि विन्चेस्टर र त्योभन्दा अगाडि कोलचेस्टर इङ्ल्यान्डका राजधानी थिए। अल्फ्रेड द ग्रेटको शासनकालमा विन्चेस्टरलाई देशको राजधानी बनाएर देशका केन्द्रीय सरकारका संस्थाहरू विन्चेस्टरमै सारिएको थियो। त्यो सहर लन्डनको नजिकै थियो। समय बित्दै जाँदा लन्डनमा पर्यटन उद्योगले ऱ्यापिड टर्न लिन थाल्यो, जसले गर्दा लन्डनमा व्यापार अचानक तीव्र गतिमा बढ्न थाल्यो। मुख्य गरी भेडाको ऊन तथा विभिन्न कपडा उद्योगले केही समयमै लन्डन सम्पन्न भयो। अब पर्यटन र व्यापार बढेसँगै लन्डनको आसपास पूर्वधारको पनि विकास हुन सुरु भयो, जसले गर्दा लन्डनको इकोनोमी केही वर्षमै दोब्बर भयो। यसरी लन्डनको इकोनोमिकल, इन्फ्रास्ट्रक्चरल र पोलिटिकल एस्पेक्ट हेरेर यसलाई इङ्ल्यान्डको राजधानी बनाइयो। पछि सन् 1666 द ग्रेट फायर अफ लन्डनका कारण लन्डनका धेरै संरचनाहरू तहस नहस भए। इभन दोस्रो विश्वयुद्धको बमबारीले पनि यो सहरलाई ठूलै क्षति पुर्यायो, तर त्यसको बावजुद पनि आज पनि लन्डन नै इङ्ल्यान्डको राजधानी छ। यसले लन्डनको इकोनोमिक र पोलिटिकल स्थिरतालाई दर्शाउँछ। तर कुनै कुनै देशहरूले आफ्नो देशको राजधानी धेरै नै अनौठो तरिकाले छान्ने गर्छन्, जस्तै कि ब्राजिल। ब्राजिलको राजधानी ब्राजिलिया हो, तर सुरुमा यसको राजधानी रियो दि जेनेरियो थियो। पछि रियो दि जेनेरियोको हो हल्ला र तटीय वातावरणबाट टाढा जाने र देशको केन्द्रलाई आफ्नो राजधानी बनाउने नियत सहित ब्राजिलले ब्राजिलिया चुज गर्यो। तर ब्राजिलिया सिटी पनि थिएन, यहाँ मानिसहरूको बसोबास नै थिएन, त्यसैले यसलाई कम्प्लिटली फ्रम स्क्रच यानि कि जिरोबाटै बनाउन सुरु गरियो। हुनेवाला राजधानीलाई पर्यटकीय सहरको रूपमा प्रचार गर्न ब्राजिललाई एउटा हवाईजहाज जस्तो आकार दिइयो, अनि बिस्तारै संरचनाहरू बनाउँदै गएपछि त्यहाँ बसोबास गर्न मानिसहरू पनि माइग्रेट गर्न थाले। यसरी हेर्दा अरू कुनै अस्तित्व भएको सहरलाई आफ्नो राजधानी बनाउनुको साटो ब्राजिलले अर्कै रणनीति लिएर एउटा नयाँ ठाउँलाई आफ्नो राजधानी बनाएको देखिन्छ। अर्को लोकप्रिय उदाहरण हो अस्ट्रेलिया। क्यानबेरा अस्ट्रेलियाको राजधानी हो, तर यस अगाडि सिडनी र मेलबर्न मध्ये कुन सहरलाई आफ्नो देशको राजधानी बनाउने भन्ने बारेमा धेरै विवाद भए पछाडि अस्ट्रेलियन सरकारले अर्कै रणनीति ल्यायो। सिडनी र मेलबर्नको बीचमा रहेको सहर क्यानबेरालाई आफ्नो देशको राजधानी बनायो र यसलाई ग्रीन सिटी यानि कि हरियो सहर भनेर प्रचार गर्न सुरु गर्यो। अब यो त अस्ट्रेलियाको कुरा भयो, तर कुनै देशहरूले आफ्नो राजधानी एकदमै भिन्न तरिकाले छान्ने गर्छन्। उदाहरणका लागि हामीले जापानलाई नै लिन सक्छौँ। टोकियो जापानको राजधानी हो, तर पहिला जापानका सम्राट जुन सहरमा बस्ने गर्थे त्यही सहरलाई नै जापानको राजधानी मानिन्थ्यो। सन् 1868 भन्दा अगाडि जापानका राजा यानक्योमा बस्ने गर्थे, जसलाई आज कोट्यो भनेर चिनिन्छ। 1000 वर्ष भन्दा बढी समय क्योटो नै जापानको राजधानी थियो। त्यस पछाडि सन् 1868 जापान सरकार र सम्राटको महललाई एडोमा सारियो र त्यही एडोको नाम फेरेर टोकियो राखियो। यसरी हेर्दा जापानको राजधानी समयसँगै फेरिएको देखिन्छ। अब काठमाडौँको कुरा गरौं। काठमाडौँलाई नेपालको राजधानी किन बनाइयो, यो कुरा बुझ्नलाई हामी 18 शताब्दीमा जानुपर्ने हुन्छ, यानि कि आजभन्दा करिब 250 वर्ष अगाडि। काठमाडौँ उपत्यका पहिला एउटा सिङ्गो राज्य थियो र यहाँनिर मल्ल राजाहरूले शासन गर्थे।

तर मल्लहरूबीच आपसी मनमुटाव बढ्दै गए पछाडि उनीहरूले काठमाडौँ उपत्यकालाई तीन फरक राज्यमा बाँड्ने विचार गरे। काठमाडौँ यानि कि त्यति बेलाको कान्तिपुर, भक्तपुर यानि कि बादगाउँ र ललितपुर यानि कि पाटन, तिनै राज्यहरूमा मल्ल राजाहरूले नै शासन गर्ने गर्थे। काठमाडौँ उपत्यका बाढीसँगै मल्ल राजाहरू धेरै नै कमजोर बनेका थिए। यी हुन् जयप्रकाश मल्ल, काठमाडौँका अन्तिम मल्ल राजा। पृथ्वीनारायण शाहको पहिलो प्राथमिकता नै काठमाडौँमाथि जित हासिल गर्नु थियो, किनभने यसमा पृथ्वीनारायण शाहको अर्को नै रणनीति थियो। सिङ्गो नेपाल एकीकरण गर्न हिँडेका उनी अब आसपासका राज्यहरू पनि जित्ने सोचमा थिए। काठमाडौँमा उनले जित हासिल गरेको खण्डमा यो ठाउँ मुख्य राज्यहरूको केन्द्र हुने थियो र उनको एकीकरण अभियानमा यो ठाउँले मुख्य पात्रको रूपमा काम गर्ने कुरा उनले राम्रोसँग बुझेका थिए। यही क्रममा पृथ्वीनारायण शाहले तीन पटकसम्म लगाएर कीर्तिपुरमाथि विजय हासिल गरे। त्यो क्रममा उनले प्रयोग गरेका इन्ट्रेस्टिङ रणनीतिहरूलाई समेटेर हामीले काठमाडौँ अट्याकको अनि युनिफिकेसनकै बारेमा अझै डिटेलमै भिडियो बनाइसकेका छौँ, पक्कै पनि हेर्नु भयो होला। देव उनले उपत्यका मध्येको सबैभन्दा शक्तिशाली राज्य काठमाडौँमाथि जित हासिल गर्छन्। काठमाडौँको हार भएको थाहा पाएसँगै भक्तपुरका राजा रञ्जित मल्ल र ललितपुरका राजा तेज नरसिंह मल्ल दुवैले पृथ्वीनारायण शाहका अगाडि हार स्वीकार गर्छन्। त्यस पछाडि नै पृथ्वीनारायण शाहले काठमाडौँको दहचोकमा बसी आफ्नो राज्य चलाउँछन्। तर काठमाडौँलाई नै केन्द्र बनाउनु पर्ने गरी काठमाडौँ त्यस्तो महत्वपूर्ण चाहिँ किन थियो त? यो बुझ्नलाई हामीले काठमाडौँको इतिहास बुझ्नु पर्ने हुन्छ। काठमाडौँको इतिहास 2000 वर्षभन्दा पनि पुरानो छ। काठमाडौँ मानिसहरूको बसोबास रहेको विश्वभन्दा सबैभन्दा पुरानो सहर मध्ये एक हो। यसको खोज दोस्रो शताब्दीमा मञ्जुश्रीले गरेका थिए। नेवारी र बुद्धिस्ट माइथोलोजीका अनुसार उनी एक भगवान थिए या भनौ बोधिसत्य। बोधिसत्य त्यस्ता व्यक्तिहरूलाई भनिन्छ जो मुक्तिको बाटोमा हिँडेका हुन्छन् या भनौ भगवान बुद्धको मार्गमा हिँडेका हुन्छन्। काठमाडौँ पहिला एउटा विशाल ताल थियो जसलाई नागदह भन्ने गरिन्थ्यो। मञ्जुश्रीले काठमाडौँलाई एउटा मानिस बस्न लागेको सहर बनाउने सोचले सोबारको डाँडा निर गएर तलवारले काटिदिएका थिए अनि त्यस पछाडि उपत्यकाको सबै पानी बगेर गएको थियो। अब केही धार्मिक ग्रन्थहरू अनुसार भने त्यसको केही समय पछाडि बनासुरा नाम गरेका एउटा राक्षस काठमाडौँ आएर फेरि चोबार बन्द गरिदिएका थिए र उपत्यकामा फेरि पानी भरिएको थियो। त्यो थाहा पाए पछाडि भगवान कृष्ण नेपाल आएर बनासुराको अन्त्य गरी उनले आफ्नो सुदर्शन चक्रले चोबार फेरि काटिदिएका थिए। काठमाडौँ फेरि रहन लायक बनेको थियो। अरू केही गाई गोठहरू पनि उनले आफूसँगै लिएर आएका थिए। तिनै गोठालाहरू मध्येका एक भुक्तमानलाई उनले काठमाडौँको पहिलो राजा बनाए र गोपाल वंशीय शासनको सुरुवात गरिदिए। समयसँगै काठमाडौँमा महिषपाल, किराँत, लिच्छपी, मल्ल जस्ता भिन्न भिन्न वंशहरूले शासन गर्न थाले। यसरी पनि काठमाडौँ हिस्टोरिकल्ली इम्पोर्टेन्ट हुँदै गयो। त्यसबाहेक काठमाडौँ पहिलादेखि नै एक ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी थियो। प्राचीन समयदेखि नै काठमाडौँ व्यापार, संस्कृति र प्रशासनिक क्षेत्रको महत्वपूर्ण केन्द्र थियो। काठमाडौँ किराँत वंशीय राजाहरूको समयमा तिब्बत र इन्डिया बीचको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मार्ग थियो। इन्डियाबाट आएका व्यापारीहरू यहीँ बास बस्ने भएकाले काठमाडौँमा सधैँ बेग्लै प्रकारको उल्लास र रमझम हुन्थ्यो। सँगसँगै काठमाडौँ निवासीहरूले यसबाट आर्थिक लाभ पनि लिइरहेका थिए। भारतीय व्यापारीसँग राम्रो सम्बन्ध बनाएका नेवारहरूले बिस्तारै भारतको माध्यमबाट तिब्बतसँग व्यापार गर्न थालेका थिए। अब तिब्बतसँग नै राम्रो व्यापारिक सम्बन्ध बनाएका नेवारहरूले त्यहाँका स्थानीय उत्पादनलाई पनि निर्यात गर्न थाले। काठमाडौँ थोरै समयमा धेरै नै अगाडि बढिसकेको थियो। कला, कौशल अनि सांस्कृतिक धरोहरको धनी काठमाडौँ अब आर्थिक तवरबाट पनि धनी बन्दै थियो। त्यो बाहेक काठमाडौँको माटो एकदमै उर्वर थियो। यहाँ धान, मकै, कोदो, लसुन, बन्दा, काउली जस्ता अन्नहरू मनग्ग फल्ने गर्थे। त्यो बाहेक तोरी, उखु, कपास, बेसा र अदुवा जस्ता नगदे बालीहरू पनि फलाइने गरिन्थ्यो र यो कुरालाई काठमाडौँको बागमती, विष्णुवती र मनोहरा जस्ता नदीहरूको प्रत्यक्ष पहुँचले पनि सजिलो बनाउँथ्यो। किसानहरूलाई रायश्वरी नहरको माध्यमबाट खेतमा पानी पुर्याउन धेरै नै सजिलो भएको थियो। यसरी आफ्नो सहरलाई पुग्ने अन्न उत्पादन साथै विभिन्न नगदे बाली उत्पादन गर्नाले यहाँका किसानहरूले राम्रो मुनाफा आर्जन गरिरहेका थिए। यसरी थोरै समयमा काठमाडौँ नेपालको प्रशासनिक, आर्थिक र राजनीतिक केन्द्र बनिसकेको थियो। नेपालका अधिकांश सरकारी कार्यालय, राजदरबार, विदेशी दूतावास र अरू महत्वपूर्ण कार्यालय पनि काठमाडौँभित्रै बन्दै गए। काठमाडौँ संस्कृति, परम्परा, वस्तुकला र मानव सभ्यताका तवरले हेर्दा पनि सिङ्गो नेपालको राजधानीको रूपमा उचित देखियो। पृथ्वीनारायण शाहको एकीकरण अभियानभन्दा धेरै अगाडिदेखि नै काठमाडौँले भारत र तिब्बत बीचको व्यापारिक केन्द्रको रूपमा काम गर्थ्यो र दुवै देशसँग राम्रो व्यापारिक सम्बन्ध बनाइसकेको थियो। यसरी हेर्दा स्थानीय उत्पादनले बजार पाउने र बाहिरबाट सामान आयात गर्न पनि सजिलो हुने देखियो। अनि लोकेसन वाइज पनि काठमाडौँ उपत्यका लगभग नेपालको बीचतिरै पर्थ्यो। यसरी सेन्ट्रल

0: अपनी ही बनाई हुई आग को बुझाने की कोशिश में पूरे अफगानिस्तान को जला रहा है। सवाल यह है कि क्या पाकिस्तान अपनी ही जलाई हुई आग को बुझा पाएगा और कितने मासूम लोगों को यहां पर अपनी जान गंवानी पड़ेगी। आपको क्या लगता है दोस्तों, नीचे कमेंट्स में लिखकर बताइए। और तालिबान के इतिहास के बारे में अगर आप और डिटेल में जानना चाहते हैं तो इस वाले वीडियो में समझ सकते हैं यहाँ क्लिक करके। पर्याय मास्टर क्लास 3.0 को ज्वाइन करना मत भूलना, यहाँ क्लिक कर सकते हो। बहुत बहुत धन्यवाद।
1: सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई समेत कड़ा चेतावनी दिँदै इरानलाई नयाँ हतियार प्रणाली उपलब्ध गराएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्। अमेरिकी गुप्तचर निकायहरूले आगामी हप्ताहरूमा इरानले चीनबाट तेस्रो देशको माध्यम प्रयोग गरी अत्याधुनिक हवाई रक्षा प्रणाली प्राप्त गर्न सक्ने संकेत पाएपछि ट्रम्पले यस्तो कड़ा प्रतिक्रिया दिएका हुन्। एकातिर इरानले अमेरिकी शर्तहरूलाई अत्यधिक कड़ा र एकपक्षीय भन्दै अस्वीकार गरेको छ भने अर्कोतिर चीनले हतियार आपूर्तिको मात्रा बढाएसँगै मध्यपूर्वको संकट अब झन जटिल र बहुपक्षीय सैन्य टकरावको दिशामा अघि बढ़ने संकेत गरिरहेको छ। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृंखलामा हामी शान्तिवार्ताको आवरणमा बुनिएको कूटनीतिक षड्यन्त्र, हर्मुजमा अमेरिकी युद्धपोतको रहस्यमय मुभमेन्ट र इजरायलले वार्तालाई कसरी निष्कर्षविहीन बनायो भन्ने बारेमा विशेष चर्चा गर्नेछौ। पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको ऐतिहासिक फेस टू फेस वार्ता अन्तत 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुन पुग्यो। आइतबार एक पत्रकार सम्मेलन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताको नराम्रो खबर सुनाउँदै इरानसँग सहमति हुन नसकेको आधिकारिक जानकारी दिएका थिए। भान्सका अनुसार 21 घण्टासम्म निकै गम्भीर र ठोस छलफलहरू भए तापनि इरानले अमेरिकी रेडलाइन अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। इस्लामाबाद वार्ताका मुख्य मुद्दाहरू। अप्रिल 2026 पाकिस्तानको मध्यस्थतामा आयोजित इस्लामाबाद वार्ता 21 घण्टाको सघन छलफलपछि पनि कुनै ठोस सम्झौता बिना समाप्त हुनुमा दशकौंदेखि बल्झिरहेका पाँचवटा मुख्य मुद्दाहरू बाधक देखिएका छन्। यो वार्ता केवल एउटा प्राविधिक छलफल मात्र नभई दुवै राष्ट्रको प्रतिष्ठा, सुरक्षा र अस्तित्वको लड़ाई बन्न पुग्यो। वार्ताको टेबुलमा सबैभन्दा पेचिलो बनेको पहिलो मुद्दा युरेनियम सम्वर्धन हो, जसमा अमेरिका र इजरायलले इरानको आणविक क्षमतालाई पूर्ण बन्देज लगाउनु पर्ने रेड लाइन अघि सारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त इरानभित्रै छिरेर युरेनियम जफत गर्ने जस्ता कड़ा चेतावनी समेत दिइरहँदा इरानले यसलाई आफ्नो वैज्ञानिक र ऊर्जा सम्बन्धी सार्वभौम अधिकार भन्दै कुनै पनि शर्तमा त्याग गर्न अस्वीकार गर्यो। यही वैचारिक टकरावका कारण वार्ताले शुरूआतमै ठूलो धक्का महसुस गरेको थियो। यसै गरी इस्लामाबाद वार्ताको दोस्रो मुद्दा इरानको मिसाइल कार्यक्रम र मध्यपूर्वमा उसको क्षेत्रीय सैन्य प्रभाव बन्न पुग्यो। वाशिङटनले इरानलाई आफ्नो लामो दूरीको ब्यालिस्टिक मिसाइल विकास रोक्न र हिजबुल्लाह, हमास तथा हुथी विद्रोहीहरूलाई दिइने सैन्य सहयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने बतायो। तर तेहरानका लागि यी सशस्त्र समूह र मिसाइल क्षमता नै इजरायल र अमेरिकाको सम्भावित आक्रमण रोक्ने मुख्य सुरक्षा कवच हुन् जसलाई त्याग्नु इरानका लागि आत्मसमर्पण सरह हुन सक्थ्यो। त्यसैले इरान अमेरिकाको यो प्रस्ताव स्वीकार गर्न तयार भएन। त्यसै गरी तेस्रो मुद्दाको रूपमा रहेको आर्थिक नाकाबन्दी र क्षतिपूर्तिले वार्तालाई झन जटिल बनायो। इरानले विशेष गरी युद्धका कारण आफ्नो देशको भौतिक पूर्वाधारमा पुगेको खरबौं डलरको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने र वर्षौंदेखि लाग्दै आएका सबै आर्थिक प्रतिबन्धहरू तत्काल हटाइनुपर्ने कड़ा अडान राख्यो। अमेरिकाका लागि युद्धको क्षतिपूर्ति स्वीकार्नु भनेको रणनीतिक रूपमा आफूलाई पराजित र नैतिक रूपमा दोषी मान्नु सरह हुने भएकोले अमेरिकी टोली यस मागबाट पछि हट्यो। चौथो र रणनीतिक रूपमा सबैभन्दा संवेदनशील मुद्दा हर्मुज जलडमरूको नियन्त्रण र त्यहाँबाट हुने कर असुली बन्न पुग्यो। विश्वको तेल आपूर्तिको लाइफलाइन मानिने यस जलमार्गमा इरानले आफ्नो पूर्ण अधिकार दावी गर्दै रियाल मुद्रामा कर असुल्ने कानून ल्याएको छ, जसलाई अमेरिकाले हटाउनु पर्ने माग गरेको छ। तर यता अमेरिकी मागको विरोध गर्दै इरानले आरोप लगाएको छ कि जुन कुराहरू अमेरिकाले युद्धबाट हासिल गर्न सकिरहेको थिएन अहिले वार्ताबाट

कुरा खोज्न खोज्दा इस्लामाबाद वार्ता निष्कर्ष विहीन बन्न पुगेको हो। इरानमा भित्रियो चीनको हतियार। इस्लामाबादमा जारी अमेरिका र इरान बीचको वार्ताको जटिल पृष्ठभूमिमा चीनको रणनीतिक प्रवेशले विश्व राजनीतिमा एउटा नयाँ र शक्तिशाली मोड ल्याएको छ। अमेरिकी गुप्तचर निकाय सीआईएले हालै सार्वजनिक गरेको एक गोप्य र सनसनीपूर्ण रिपोर्टले व्हाइट हाउस र सम्पूर्ण पश्चिमा जगतलाई स्तब्ध तुल्याएको छ। यस रिपोर्टका अनुसार जब अमेरिका र इरान वार्ताको टेबुलमा थिए, ठिक त्यही समयमा चीनले इरानलाई अत्याधुनिक र घातक सैन्य प्रविधि उपलब्ध गराउने प्रक्रियालाई तीव्र बनाएको छ। सीआईएले वाशिङटनलाई दिएको जानकारी अनुसार बेजिङले केही हप्ताभित्रै इरानलाई पूर्ण विकसित हवाई रक्षा प्रणाली र काँधमा राखेर प्रहार गर्न सकिने म्यान पोर्टेबल मिसाइलहरू ठूलो परिमाणमा हस्तान्तरण गर्ने तयारी पूरा गरेको छ। यसले इरानको रक्षात्मक क्षमतालाई अझ बलियो बनाउनेछ। हुन त चीनको यो सहयोग अहिलेको युद्ध शुरू हुनुभन्दा अघि नै भएका पुराना रक्षा सम्झौताहरूको निरन्तरता भए पनि अहिलेको समयमा चीनबाट यस्तो सहयोग तीव्र गतिमा हुनुले यसलाई विश्वका सैन्य विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। सीआईएका अनुसार चीनले प्रदान गर्ने यी प्रविधिहरू विशेष गरी इजरायली मिसाइल र अमेरिकी ड्रोनहरूलाई आकाशमै ध्वस्त पार्न सक्षम छन्, जसले गर्दा युद्धको मैदानमा इरानको आत्मविश्वास झन बढेको छ। अमेरिकाले इरानलाई कमजोर र एक्लो भएको दावी गरिरहँदा चीनको यो बलियो साथले इरानलाई वार्ताको टेबलमा थप शक्तिशाली त बनाएको छ नै वार्ता निष्कर्षविहीन टुङ्गिनुमा यो पनि मुख्य कारण बन्न पुगेको छ, किनकि उसको पछाडि विश्वको अर्को महाशक्ति उभिएको अवस्थामा इरानले अब अमेरिकी दबावमा जुनसुकै शर्त मान्नुपर्ने बाध्यता छैन। चीनको यो प्रवेशले इस्लामाबाद वार्तालाई केवल दुई देश बीचको विवादमा मात्र सीमित राखेन, बरु यसलाई ग्रेट पावर राइभलरी अर्थात महाशक्तिहरू बीचको प्रतिस्पर्धाको एउटा कुरुक्षेत्रमा परिणत गरिदिएको छ। यति बेला अमेरिका र इजरायलका लागि इरानको यो बढ्दो सैन्य सामर्थ्य एउटा ठूलो टाउको दुखाइको विषय बन्न पुगेको छ। चीनले इरानलाई दिने यो सुरक्षा कवचले मध्यपूर्वको शक्ति सन्तुलनलाई स्थायी रूपमा बदल्न सक्छ। वार्ताको टेबुलमा बसिरहेका अमेरिकी प्रतिनिधिहरूका लागि अब इरानसँग मात्र होइन, बरु पर्दा पछाडिबाट खेलिरहेको चीनको प्रभावसँग पनि लड्नुपर्ने चुनौती थपिएको छ। हर्मुजमा युद्धपोत र लेबनानमा बमबारी। इस्लामाबादमा जारी वार्ताको सबैभन्दा जटिल र सामरिक महत्वको केन्द्रमा हर्मुज जलडमरूको विवाद बन्न पुगेको छ, जसले वार्तालाई निष्कर्षविहीन बनाउन मुख्य भूमिका खेल्यो। शनिबार इस्लामाबादमा शान्तिको मस्यौदा तयार भइरहँदा यता अमेरिकी सेन्ट्रल कमान्डले हर्मुज जलडमरूमा आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस शान्ति पिटरसन परिचालन गरेर वार्तालाई भाड्ने काम गरेको थियो। अमेरिकाले इरानद्वारा बिछ्याइएका समुद्री सुरुङहरू सफा गर्ने बहानामा आफ्ना जंगी जहाजहरू पठाएर इरानको सामरिक पकडलाई चुनौती दिने प्रयास गरेपछि वार्ताको टेबुलमा बसिरहेका इरानी प्रतिनिधिहरू सशंकित मात्र भएनन्, बरु वार्ता नै भंग हुने अवस्थामा पुग्यो। जब इरानले 30 मिनटभित्र जहाज नहटाए मिसाइल आक्रमण गर्ने कडा चेतावनी दियो, त्यसपछि अमेरिकाले हर्मुज जलडमरूमा रहेका आफ्ना दुई शक्तिशाली युद्धपोतहरू यूएसएस माइकल मर्फी र यूएसएस फ्रान्की पिटरसनलाई त्यहाँबाट पछि हटाएको थियो। यता इजरायलको भूमिकाले वार्तालाई झन निष्कर्षविहीन र जटिल बनाउन आगोमा घिउ थप्ने काम गर्यो। जब इस्लामाबादमा सिज फायरका लागि गहन छलफल भइरहेको थियो, ठिक त्यही समयमा इजरायलले लेबनानमा भीषण हवाई आक्रमण जारी राख्यो, जसमा कैयौं निर्दोष नागरिकहरूको ज्यान गयो। इरानी टोलीले वार्ताको क्रममा इजरायली आक्रमण रोक्न बारम्बार माग गरे तापनि अमेरिकी प्रशासनले इजरायललाई नियन्त्रण गर्नुको सट्टा मौन समर्थन दिएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त सार्वजनिक रूपमै इरान विरूद्धको अभियान अझै नसकिएको भन्दै इरानको आणविक भण्डार र युरेनियम नष्ट गर्न जुनसुकै कदम चाल्ने धम्की दिए, जसले वार्तालाई निकै प्रभावित बनायो। यसरी अमेरिकाको सैन्य दबाव र इजरायलको निरन्तरको आक्रमण र इरानलाई चीनको रक्षा सहयोगले इस्लामाबाद वार्ता एउटा कूटनीतिक षड्यन्त्रमा परिणत हुन पुगेको छ। इरानले आफ्नो अस्तित्व र सुरक्षा कवच मानिने हिजबुल्लाह र हर्मुज जलमार्गमा कुनै पनि शर्तमा सम्झौता नगर्ने अडान लिएपछि अमेरिका बिना कुनै नतिजा फर्कन बाध्य भयो।
इजरायलले लेबनानलाई युद्धको मैदान बनाइरहँदा र अमेरिकाले युद्धमा युद्धपोत परिचालन गरिरहँदा इरानले पनि आफू सैन्य रूपमा पछि नहट्ने स्पष्ट संकेत दिएको छ। अहिलेसम्मको अवस्था हेर्दा वार्ता केवल समय काट्ने र अर्को ठूलो युद्धको तयारी गर्ने एउटा बहाना मात्र साबित भएको छ, जसले गर्दा मध्यपूर्वको भविष्य अब कूटनीतिको टेबलबाट उम्किएर फेरि एकपटक युद्धको मैदानमा पुग्ने संकेत गरिरहेको छ। नयाँ शीतयुद्ध बन्दै मध्यपूर्व, इस्लामाबाद वार्ताको विफलता र पछिल्लो सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भूराजनीतिक विश्लेषकहरूले नयाँ शीतयुद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्। एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छ भने अर्कोतिर चीन, रूस र इरान बीचको एउटा अनौपचारिक तर शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बुनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र सैन्य प्रविधि उपलब्ध गराउनले यो लडाईँ अब केवल दुई देश बीचको विवाद मात्र नरहेको प्रश्न हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेडलाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र सामर्थ्य प्रदान गरेको छ, जसका कारण 21 घण्टाको सघन वार्ता पनि बिना कुनै निष्कर्ष टुङ्गिन पुग्यो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण देखिएको छ। युक्रेन युद्धमा व्यस्त भए तापनि रूसले इरानलाई आवश्यक खुफिया जानकारी र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ, जसले अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई निस्तेज पार्न इरानलाई मद्दत पुगेको छ। चीनको आर्थिक र प्राविधिक शक्ति, रूसको सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कडा पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब पश्चिमा शक्तिहरूको नियन्त्रणबाट फुत्किँदै गएको महसुस गर्न थालिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको धम्कीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरालाई थप प्रश्न हुन्छ। सीधा भन्नुपर्दा इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ शक्ति समीकरणको ठूलो हात छ। अबको विश्व राजनीति कूटनीतिको माध्यमबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। इस्लामाबाद वार्ता कुनै ठोस निष्कर्ष बिना टुङ्गिएपछि अबको भविष्य कुन दिशामा मोडिएला भन्ने प्रश्नले विश्व राजनीतिमा गम्भीर संशय पैदा गरेको छ। वार्ताको विफलतासँगै इजरायलले लेबनान र इरानमाथि आक्रमण तीव्र पार्ने स्पष्ट संकेत दिइसकेको छ, जसले गर्दा यो युद्धविराम कुनै पनि बेला भङ्ग हुन सक्छ। अर्कोतर्फ हर्मुज जलमार्गको नियन्त्रण र त्यहाँ बिछ्याइएका बारूदी सुरुङ हटाउने विषयले अमेरिका र इरान बीच सीधा सैन्य टकराव निम्त्याउने जोखिम बढाएको छ। चीनबाट प्राप्त गरेको अत्याधुनिक रक्षा प्रणाली र नयाँ मिसाइलहरूको बलमा अब इरानले अमेरिकाको रेडलाइनलाई चुनौती दिने सम्भावना बलियो छ। त्यसैले अब प्रश्न यो होइन कि वार्ता किन असफल भयो, बरु मुख्य प्रश्न त यो हो कि के महाशक्ति राष्ट्रहरू साँच्चै शान्ति चाहन्छन् वा हर्मुजको यो निलो पानीमा उनीहरू फेरि एकपटक विश्व अर्थतन्त्रलाई डुबाएर आफ्नै साम्राज्य खडा गर्ने दाउमा छन्। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै, अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौ। तबसम्मको लागि संवेदनशील मानिने हर्मुज जलसन्धि यति बेला एउटा यस्तो टाइम बम बनेको छ, जसले कुनै पनि क्षण विश्व अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ। इरानले

अन्तर्राष्ट्रिय जलमार्गलाई आफ्नो निजी सम्पत्ति र सार्वभौम क्षेत्र घोषणा गर्दै जहाजहरूबाट टोल ट्याक्स असुली गर्न थालेपछि मध्य पूर्वको तनावले नयाँ र खतरनाक मोड लिएको छ। इरानको यो कदम केवल राजस्व उठाउने प्रयास मात्र होइन, बरु यो परमाणु बम भन्दा पनि शक्तिशाली एउटा यस्तो भूराजनीतिक ब्रह्मास्त्र हो जसको एउटै निर्णयले विश्वभर ऊर्जाको हाहाकार मचाउन सक्छ। तर अमेरिकाले इरानको यही ब्रह्मास्त्र तोड्ने प्रयास स्वरूप यति बेला आफ्ना भीमकाय युद्ध पोतहरू र विमानवाहक जहाजहरू पर्सियन गल्फमा तैनात गरिरहेको छ, जहाँ कुनै पनि बेला भयानक युद्धको शङ्ख घोष हुन सक्छ। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी चीन र रूसको आडमा इरानले अमेरिकालाई दिएको खुल्ला चुनौती र हर्मुज जलमार्गको नियन्त्रणका लागि शुरू भएको नयाँ सिप युद्धको खतरनाक मोडका बारेमा विशेष चर्चा गर्नेछौ। रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलसन्धिमा इरानले यति बेला आफ्नो नियन्त्रणलाई नयाँ र आक्रामक ढंगले परिभाषित गर्न खोजिरहेको छ। इरानको दावी छ कि यो जल क्षेत्र कुनै अन्तर्राष्ट्रिय खुल्ला समुद्र होइन, बरु यो इरान र ओमानको पूर्ण सार्वभौम सत्ता अन्तर्गत पर्ने जल क्षेत्र हो। यसै तर्कलाई आधार बनाएर इरानले अहिले हर्मुज भएर आवत जावत गर्ने व्यापारिक जहाजहरूबाट टोल अर्थात पारवहन शुल्क असुली गर्न थालेको छ। विश्वको झण्डै एक तिहाई तेल ढुवानी हुने यो साँगुरो मार्गमा शुल्क लगाउनु भनेको इरानले विश्व अर्थतन्त्रको नाडीमा आफ्नो बलियो पकड जमाउनु हो। जसरी कुनै देशले आफ्नो राष्ट्रिय राजमार्गमा टोल असुली गरेर राजस्व बढाउँछ, इरानले पनि त्यसै गरी हर्मुजलाई आफ्नो आर्थिक मेरुदण्ड र कूटनीतिक बार्गेनिङ चिपको रूपमा प्रयोग गरिरहेको छ। इरानले हर्मुजमा आफ्नो पकड बलियो बनाउन ओमानतर्फको पुरानो मार्गमा समुद्री माइनहरू बिछ्याएसँगै त्यो मार्ग असुरक्षित भएकोले यति बेला सबै जहाजहरू इरानी सीमाको अझ नजिक रहेको नयाँ मार्गबाट हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ। यो नयाँ मार्ग अहिले पूर्ण रूपमा इरानी रेभोल्युसनरी गार्ड्सको प्रत्यक्ष निगरानीमा रहेको छ, जहाँबाट पार हुन अब हरेक जहाजले इरानको स्वीकृति लिनुपर्नेछ। यदि इरानले यो मार्ग बन्द गरिदियो वा नियन्त्रण अझ कडा बनायो भने विश्व अर्थतन्त्रमा ठूलो सुनामी आउन सक्छ। अहिले अमेरिका र इजरायल इरानले उठाएको यही टोल ट्याक्स टुलुटुलु हेरेर बस्न बाध्य भएका छन्। इरानलाई राम्रोसँग थाहा छ यो उसको यस्तो ब्रह्मास्त्र हो जुन परमाणु बम भन्दा पनि शक्तिशाली छ। यसैको बलमा इरान अहिले आफ्नो शर्तमा अडिग रहन सकेको हो। यदि इरानसँग हर्मुज जलडमरू हुँदैन थियो भने अमेरिका र इजरायलले इरानलाई धेरै अघि नै घुँडा टेकाइसकेका हुन्थे। ट्रम्पको नयाँ रणनीति। डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी विदेश नीतिमा एउटा अत्यन्तै कठोर र आक्रामक रणनीतिको उदय भएको छ, जसलाई भू राजनीतिक विश्लेषकहरूले भेनेजुएला स्टाइल ब्लकेटको संज्ञा दिएका छन्। ट्रम्प प्रशासनले अब इरानलाई सैन्य रूपमा मात्र होइन, बरु आर्थिक रूपमा पूर्णत घाँटी निमोठेर आत्मसमर्पण गराउने योजना बनाएको छ। विगतमा अमेरिकाले भेनेजुएलाको तेल निर्यातलाई ठप्प पारेर त्यहाँको अर्थतन्त्रलाई धराशायी बनाए झैं अब इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग आइल्याण्डलाई निशाना बनाउने तयारी गरिरहेको छ। ट्रम्पले स्पष्ट संकेत दिएका छन् कि यदि इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्न खोज्छ भने अमेरिकाले आफ्ना शक्तिशाली युद्धपोतहरू प्रयोग गरेर इरानको तेल आपूर्ति र व्यापारलाई संसारबाट पूर्ण रूपमा विच्छेद गरिदिनेछ। यस रणनीतिको मूल उद्देश्य इरानले कर उठाएर वा तेल बेचेर कमाउने राजस्वलाई शून्यमा झार्नु हो, जसले गर्दा तेहरान आर्थिक रूपमा टाट पल्टिएर अमेरिकी शर्तहरू मान्न बाध्य होस्। यस रणनीतिलाई कार्यान्वयन गर्न अमेरिकाले समुद्रमा आफ्नो शक्ति प्रदर्शनलाई उत्कर्षमा पुर्याएको छ। हालैको सैन्य मुभमेन्ट अनुसार अमेरिकाले हाइफा क्षेत्रबाट आफ्नो शक्तिशाली एयरक्राफ्ट करियर यूएसएस जेराल आर फोर्डलाई पर्सियन गल्फतर्फ मोडेको छ। त्यसै गरी यूएसएस अब्राहम लिंकनको सो क्षेत्रमा पहिलेदेखि नै तैनात छ भने जर्ज डब्ल्यू बुश र यूएसएस बक्सर जस्ता भिन्काय युद्धपोतहरू पनि सोही दिशातर्फ अघि बढ़िरहेका छन्। यो व्यापक सैन्य तैनाथीको अर्थ के हो भने अब अमेरिकाले इरानको तटवर्ती क्षेत्रमा एउटा अवैध पर्खाल खड़ा गर्नेछ। यदि इरानले हर्मुज जलमार्ग बन्द गरेर विश्वलाई धम्क्याउन खोज्यो भने अमेरिकाले प्रत्युत्तरमा इरानबाट निस्कने एउटा पनि तेल ट्याङ्करलाई चीन वा भारतसम्म पुग्न नदिने गरी इकोनोमिक ब्लकेट लगाउनेछ।
यसले इरानको मुख्य आर्थिक मेरुदण्डलाई नै भाँचिदिने र उसलाई अन्तर्राष्ट्रिय व्यापारबाट पूर्णत अलग्याउने देखिन्छ। ट्रम्पको यो रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक र दण्डित गर्ने प्रकृतिको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत स्पष्ट पारेका छन् कि इरानले आफूलाई कर उठाउने मालिक ठाने पनि वास्तवमा ऊ अमेरिकी घेराबन्दीमा परिसकेको छ। अमेरिकाले अब इरानको तेल खरिद गर्ने राष्ट्रहरूलाई समेत कड़ा चेतावनी दिने र ती राष्ट्रहरूसम्म पुग्ने आपूर्ति मार्गलाई नै सैन्य नियन्त्रणमा लिने तयारी गर्दैछ। यो भेनेजुएला मोडलको सफलताका लागि अमेरिकाले आफ्नो नौसैनिक श्रेष्ठतालाई पूर्ण रूपमा उपयोग गर्नेछ। यदि खर्ग आइल्याण्डबाट हुने तेल निकासी बन्द भयो भने इरानको वार्षिक अर्बौं डलरको आमदानी गुम्नेछ, जसले गर्दा इरानभित्रै जनविद्रोह वा सैन्य मनोबल कमजोर हुने ट्रम्पको आंकलन छ। त्यसैले ट्रम्पको यो भेनेजुएला स्टाइल नाकाबन्दीले मध्य पूर्वको द्वन्द्वलाई एउटा नयाँ र खतरनाक मोडमा पुर्याउन सक्छ। आजसम्म इरानले हर्मुज जलमार्गलाई अमेरिका विरूद्ध हतियारको रूपमा प्रयोग गर्दै आएको थियो, तर अब अमेरिकाले सोही हतियार इरान विरूद्ध नै प्रयोग गर्ने योजना बनाएको छ। यदि अमेरिकाको यो रणनीति सफल भएमा इरानले आफ्नो अस्तित्व रक्षाका लागि कि त एउटा ठूलो युद्ध लड्नुपर्नेछ, कि त अमेरिकाका सबै अपमानजनक शर्तहरू स्वीकार गर्नुपर्नेछ। वार्ता विफल भएपछि ट्रम्पले अघि सारेको यो इकोनोमिक वारफेयरले विश्व तेल बजारमा पनि ठूलो हलचल ल्याउने निश्चित छ। अबको केही हप्तामा अमेरिकाले खर्ग आइल्याण्ड र हर्मुजको पानीमा कसरी आफ्नो फलामे पर्खाल खड़ा गर्छ, त्यसैले मध्य पूर्वको भावी नक्सा तय गर्नेछ। इरानको प्रतिकार र चेतावनी। इस्लामाबाद वार्ताको विफलता र अमेरिकाले अघि सारेको नौसैनिक नाकाबन्दीको धम्कीपछि इरानले देखाएको प्रतिकार र उसको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सको चेतावनीले मध्य पूर्वको तनावलाई उत्कर्षमा पुर्याएको छ। इरानले स्पष्ट पारेको छ कि उनीहरू अमेरिकी दबाव र धम्कीका अगाडि झुक्ने छैनन्। आईआरजीसीका कमाण्डरहरूले खुल्ला रूपमा चेतावनी दिएका छन् कि यदि अमेरिकाले हर्मुज जलमार्ग वा खर्ग आइल्याण्डमा कुनै पनि प्रकारको नौसैनिक अवरोध खड़ा गर्ने प्रयास गरेमा त्यसको नतिजा अकल्पनीय हुनेछ। इरानको यो आत्मविश्वासी प्रतिकारको मुख्य आधार उसको अत्याधुनिक मिसाइल प्रविधि, ड्रोन स्वाम र समुद्रमा बिछ्याइएका स्मार्ट माइन्सहरू हुन्। आईआरजीसीले अमेरिकी युद्धपोतहरूलाई लक्षित गर्दै 30 मिनटको अल्टिमेटम समेत जारी गरिसकेको छ, जसले के संकेत गर्छ भने इरान अब सीधा सैन्य टकरावका लागि मानसिक र भौतिक रूपमा तयार भइसकेको छ। इरानको प्रतिकार रणनीति केवल रक्षात्मक मात्र छैन, बरु यो अत्यन्तै आक्रामक पनि छ। इरानले हर्मुज जलमार्गमा आफ्नो सार्वभौम अधिकार दावी गर्दै त्यहाँबाट पार हुने प्रत्येक जहाजको गतिविधिमा कड़ा निगरानी राखेको छ। आईआरजीसीले स्पष्ट सन्देश दिएको छ, यदि इरानले आफ्नो तेल बेच्न पाउँदैन भने यो बाटो भएर कुनै पनि जहाजले सुरक्षित रूपमा निस्कन पाउने छैनन्। इरानले आफ्ना तटवर्ती क्षेत्रहरूमा कास्ट आइरन जस्ता शक्तिशाली एन्टिसिप मिसाइलहरू र चीनबाट प्राप्त अत्याधुनिक रक्षा प्रणालीहरू तैनात गरेको छ, जसले अमेरिकी विमानवाहक जहाजलाई समेत ठूलो क्षति पुर्याउन सक्ने क्षमता राख्दछ। इरानले वार्ताको टेबुलमा देखाएको अडान र रणमैदानमा गरेको यो सैन्य तयारीले ट्रम्प प्रशासनलाई समेत सोच्न बाध्य बनाएको छ। यसका साथै इरानले आफ्नो प्रोक्सी शक्तिहरू जस्तै हिजबुल्लाह र हुथी विद्रोहीहरूलाई समेत उच्च सतर्कतामा राखेको छ। यदि अमेरिकाले इरानमाथि प्रत्यक्ष नौसैनिक नाकाबन्दी लगायो भने इरानले क्षेत्रीय स्तरमा बहुआयामिक युद्ध लड्ने रणनीति बनाएको छ। आईआरजीसीका अनुसार अमेरिकाले हर्मुजमा बिछ्याइएका माइन्सहरू हटाउन खोज्नु भनेको इरानको सार्वभौमिकतामाथि सीधा आक्रमण हो। इरानी नौसेनाले अमेरिकी युद्धपोतहरूलाई घेराबन्दी गरेर आफ्नो सैन्य श्रेष्ठता प्रदर्शन गरिरहेको छ, जसले गर्दा अमेरिकी सेन्ट्रल कमाण्डलाई समेत आफ्नो अपरेशन अघि बढाउन कठिन भइरहेको छ। इरानको यो कड़ा प्रतिकारले इस्लामाबाद वार्ता केवल एउटा कूटनीतिक नाटक मात्र थियो भन्ने प्रमाणित भएको छ र वास्तविक फैसला समुद्रको पानीमै हुने निश्चित देखिएको छ। नयाँ शीत युद्धको शुरूआत। इस्लामाबाद वार्ताको विफलता र त्यसपछिको सैन्य घटनाक्रमले विश्व राजनीतिलाई एउटा नयाँ र खतरनाक ध्रुवीकरणतर्फ धकेलिदिएको छ, जसलाई भूराजनीतिक विश्लेषकहरूले नयाँ शीत युद्धको प्रस्थान बिन्दुको रूपमा व्याख्या गर्न थालेका छन्।
एकातिर अमेरिका र इजरायलको परम्परागत सैन्य गठबन्धन इरानलाई निशस्त्रीकरण गर्न र मध्यपूर्वमा आफ्नो वर्चस्व कायम राख्नुपर्ने अडानमा छ भने अर्कोतिर चीन

0: रूस र इरान बीचको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली युरेसियन ब्लक उदय भएको छ। इस्लामाबादको टेबलमा अमेरिकाले इरानलाई एक्लो पार्ने रणनीति बनिरहँदा चीनले पर्दा पछाडिबाट इरानलाई अत्याधुनिक हवाई रक्षा प्रणाली र घातक सैन्य प्रविधि उपलब्ध गराउनुले यो लडाईँ अब केवल दुई देशबीचको क्षेत्रीय विवाद मात्र नरहेको प्रष्ट हुन्छ। पछिल्लो गुप्तचर रिपोर्टले पुष्टि गरे झैं चीनको यो रणनीतिक प्रवेशले इरानलाई अमेरिकी रेड लाइनहरूलाई निर्धक्कसँग अस्वीकार गर्ने आत्मविश्वास र शक्ति प्रदान गरेको छ, जसका कारण 21 घण्टाको सघन वार्तामा इरानलाई आफ्ना शर्तहरूमा अडिग रहने सामर्थ्य मिलेको हो। यस ध्रुवीकरणमा रूसको भूमिका पनि उत्तिकै अर्थपूर्ण र निर्णायक देखिएको छ। युक्रेन युद्धको मोर्चामा व्यस्त भए तापनि मस्कोले तेहरानलाई आवश्यक खुफिया जानकारी, उपग्रह तथ्याङ्क र रणनीतिक सल्लाह उपलब्ध गराउँदै आएको छ। यसले गर्दा अमेरिकी र इजरायली सैन्य मुभमेन्टहरूलाई पहिल्यै पहिचान गरी निश्चेज पार्न इरानलाई ठूलो मद्दत पुगेको छ। चीनको विशाल आर्थिक र प्राविधिक शक्ति, रूसको गहिरो सामरिक अनुभव र इरानको क्षेत्रीय प्रभाव मिलेर बनेको यो नयाँ अक्षले वाशिङटनको एकपक्षीय विश्व व्यवस्थालाई सिधै चुनौती दिएको छ। विशेष गरी हर्मुज जलडमरूमा इरानले कायम गरेको कड़ा सैन्य पकड र त्यहाँ चीनको मौन समर्थनले गर्दा विश्वको ऊर्जा सुरक्षा अब अमेरिकाको नियन्त्रणबाट फुत्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी तोड्न दिएको कड़ा चेतावनीले यो वैश्विक ध्रुवीकरण कति गम्भीर मोडमा पुगेको छ भन्ने कुरा प्रष्ट हुन्छ। यति बेला इरानमा चीन र रूसको यो सक्रिय प्रवेशले मध्यपूर्वलाई महाशक्तिहरू बीचको ग्रेट पावर राइभलरीको कुरुक्षेत्रमा परिणत गरिदिएको छ। ट्रम्प प्रशासनले इरानमाथि भेनेजुएला स्टाइलको आर्थिक नाकाबन्दी लगाउने प्रयास गरे पनि चीनले त्यसलाई आफ्नो विशाल व्यापारिक सञ्जाल मार्फत विफल तुल्याइदिने सम्भावना उत्तिकै प्रबल छ। अबको विश्व राजनीति कूटनीतिको मधुर सम्वादबाट भन्दा पनि सैन्य प्रविधि, ऊर्जा नियन्त्रण र यिनै दुई ठूला गुटहरू बीचको शक्ति प्रदर्शनको आधारमा अघि बढ्ने संकेत देखिएको छ। यदि यो ध्रुवीकरण अझै कसिलो बन्दै गयो भने यसले मध्यपूर्वमा मात्र नभई विश्वव्यापी रूपमै एउटा दीर्घकालीन र विनाशकारी शीतयुद्ध वा प्रत्यक्ष महायुद्धको जोखिम निम्त्याउन सक्छ। त्यसैले इस्लामाबाद वार्ता भाँडिनुमा इरानको आफ्नै अडान मात्र नभई उसको पछाडि उभिएको यो नयाँ वैश्विक शक्ति समीकरणसँगै इजरायली प्रधानमन्त्री नेतन्याहुको सत्ता बचाउने रणनीति र अमेरिकाको सैन्य दबाव मुख्य कारण हुन् जसले अब शान्तिवार्ता भन्दा बढी क्षेत्रीय महायुद्ध र विनाशको संकेत गरिरहेको छ। हर्मुज जलसन्धिको यो तनावले विश्वलाई एउटा यस्तो गम्भीर मोडमा पुर्याएको छ जहाँ कूटनीति अब मिसाइलको गर्जन र आर्थिक नाकाबन्दीको छायामा दबिएको छ। इरानले हर्मुजलाई आफ्नो ब्रह्मास्त्र बनाएर विश्व अर्थतन्त्रको नाडी छामिरहेको छ भने ट्रम्प प्रशासनले भेनेजुएला स्टाइलको घेराबन्दी मार्फत इरानको आर्थिक मेरुदण्ड नै भाँचिदिने रणनीति अघि सारेको छ। अमेरिकाका भीमकाय युद्धपोतहरू र इरानका अत्याधुनिक ड्रोन स्वाम बीचको यो टकरावले मध्यपूर्वलाई एउटा यस्तो विस्फोटक अवस्थामा पुर्याएको छ जहाँ सानो गल्तीले पनि विश्वव्यापी महायुद्धको ढोका खुल्न सक्छ। यो द्वन्द्व अब केवल दुई देश बीचको शक्ति प्रदर्शन मात्र रहेन, बरु यसले चीन, रूस र इरानको नयाँ युरेसियन ब्लक विरूद्ध अमेरिकी वर्चस्वको नयाँ शीतयुद्धलाई सतहमा ल्याएको छ। दर्शकवृन्द, तपाईँलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।
1: सिधा कुरा जनतासँग चलाउँदै गर्दा केही वर्ष अगाडि रवि लामिछानेले भनेको यो कुरा सुन्नुहोस्।
2: अब यो क्यानाडाको मन्त्रीमण्डललाई देखाउन चाहन्छु। यो क्यानाडाको मन्त्रीमण्डल यहाँ आयो, रक्षा मन्त्रीलाई यातायात मन्त्री बनाएर काम हुँदैन। यी मन्त्रीहरूको ज्ञान र क्षमता नै यिनले जिम्मेवारी पाएको मन्त्रालयसँग सम्बन्धित छ। हामी कहाँ योगेश भट्टराईलाई पर्यटन मन्त्रीबाट हट्नु पर्यो, हट्नुहुन्छ कि मन्त्री पदबाट हट्नुहुन्छ कि बरु महिला तथा बालबालिका मन्त्रालय छान्नुहुन्छ भन्यो भने धरो धर्म के फरक पर्छ र जिम्मेवारी पुरा गर्ने त हो नि, महिला तथा बालबालिका मन्त्रालय भए पनि जानु पर्ला भन्छन्।
1: वेल, अब यो परिपाटी केही हदसम्म चेन्ज हुने भएको छ र हाम्रै देशको मन्त्रीमण्डल पनि एज र क्वालिफिकेसनको हिसाबले एउटा उदाहरणीय मन्त्रीमण्डल बनेको छ। मन्त्रालय सम्हालिरहेका अधिकांश मन्त्रीहरू आफ्नो क्षेत्रमा विषय विज्ञ छन्। आधा भन्दा बढी मन्त्रीहरू 40 वर्ष मुनिका छन् र आइरोनी त सोडिम वागले नै यो मन्त्रीमण्डलका सबैभन्दा पाका मन्त्री हुन्। अब मन्त्रीहरूको शपथ खाएसँगै यो सरकारले तत्कालै के गर्ने भनेर शासकीय सुधार सम्बन्धी 100 कार्यसूची पारित गरिसकेको छ। आजको भिडियोमा हामी यही मन्त्रीमण्डलको मन्त्रीहरूको परिचय सहित त्यो मन्त्रालयले के गर्छ र यो 100 कार्यसूचीमा उनीहरूको मन्त्रालय अन्तर्गत उनीहरूले गर्नै पर्ने काम के परेका छन् त यिनै विषयमा चर्चा गर्नेछौ। अब नयाँ वर्ष आउँदैछ र अल्टिमाले पनि नयाँ वर्ष 2083 लागि भनेर न्यू इयर ग्रान्ड सेल सुरु गरेको छ। यही अप्रिलको 3 बेलुका 8 बजेबाट अनलाइनमा र अप्रिलको 4 बिहान 9:30 बजेबाट आआफ्ना आउटलेट्सहरूमा अल्टिमाले सुरु गरेको ग्रान्ड सेल क्याम्पियनमा अब तपाईँहरूले हरेक आइटम्समा अप टु 70% अफ पाउनुहुनेछ, जस अन्तर्गत फर्स्ट 100 युजरलाई भनेर अल्टिमा 10K मिनी पावर ब्याङ्क, अल्टिमा बुस्ट 20K प्रो र अल्टिमा फ्युजन 360 ₹2083 पाउन सक्नुहुन्छ। अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो ग्रान्ड सेल क्याम्पियनको प्राइसमा अझै थप 25 डिस्काउन्ट सहित तपाईँहरूले एमआरपी ₹3599 पर्ने बुम 211 इयरबड्स न्यू इयर क्याम्पियन प्राइस ₹1599 भन्दा पनि कम मात्र 1349 पाउनुहुन्छ। यो अफर फर्स्ट 100 युजरको लागि हो। यो सँगसँगै न्यू इयर प्राइस पोइन्ट डिल अन्तर्गत अल्टिमा X1 प्रो इयरबड्स 1444, अल्टिमा मार्बल स्पिकर 2444, अल्टिमा वाच सर्कल 3444 र अल्टिमा बुस्ट 20K अल्ट्रा म्याक्स जुन पावर ब्याङ्कबाट चाहिँ ल्यापटप पनि चार्ज गर्न मिल्छ त्यसलाई 4444 पाउनुहुनेछ। यो न्यू इयर ग्रान्ड सेल क्याम्पेनको अफरहरू अल्टिमाको अफिसियल वेबसाइट, दराज, जीबी, खल्ती, पठाउ बजार र अल्टिमाको आउटलेटहरूमा 10 अप्रिलको मिडनाइटसम्म उपलब्ध छ। पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। सस्मित पोखरेल मात्र 29 वर्षको उमेरमा शिक्षा तथा खेलकुद मन्त्री र सरकारको अफिसियल प्रवक्ता यानि कि स्पोक्स पर्सन, बालेश्वरको क्याबिनेटको सबैभन्दा कान्छा सदस्य हुन् सस्मित पोखरेल। अब यति सानो उमेरमै उनलाई यस्तो भारी जिम्मेवारी किन दिइयो त? सायद काठमाडौँ महानगरपालिकामा बालेन्ससँगै काम गर्दा उनले देखाएको रिजल्ट ओरिएन्टेड काम नै यो नियुक्तिको मुख्य कारण हुन सक्छ। उनले काठमाडौँ महानगरपालिकामा एसिस्टेन्ट एक्सपर्ट अफ अर्बन प्लानिङ कमिसनमा एडभाइजर हुँदा मेयर बालेन्ससँगै मिलेर सरकारी स्कुलको मुहारै फेर्ने गरी धेरै सफल योजनाहरू ल्याए। उनकै अगुवाईमा विद्यालयमा स्मार्ट बोर्डदेखि मिड डे मिल सम्मको थालनी भयो। त्यस्तै बुक फ्री फ्राइडेको अवधारणा ल्यायो, जस अनुरूप हप्ताको एक दिन किताबी ज्ञान बिना नै विद्यार्थीको सिप, कला र क्रिएटिभिटीलाई नयाँ उचाइ दिने खाले गतिविधिहरूमा इन्भल्भ गराइयो। अनि उनले क्रिएटिभ स्कुल प्रोग्राम अन्तर्गत क्लास 4-12 विद्यार्थीलाई लक्षित गरी स्पोर्ट्स ट्रेनिङ दिने एउटा विशेष इनिसिएटिभ पनि सुरु गरे र मोस्ट इम्पोर्टेन्टली शिक्षा मन्त्रालयले नै कार्यान्वयन गर्न नसकेको प्राइभेट स्कुलमा गरिब तथा जेएनदार विद्यार्थीलाई दिनुपर्ने 10% छात्र वृद्धिको पनि कार्यान्वयन भयो, जस अनुरूप हरेक वर्ष काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा अब वार्षिक देशैभरबाट 20,000 विद्यार्थीले स्कलरसिप पाउँदैछन्। स्थानीय तहमा उनले गरेको सुधारहरूले नै आज उनलाई शिक्षा र खेलकुद क्षेत्रमा एउटा नयाँ आशाको केन्द्र बनाएको छ। सस्मितको यो प्र्याक्टिकल एक्सपिरियन्स र चुनावी अनलाइन क्याम्पेनले गर्दा नै उनलाई इलेक्सनमा जायन्ट किलरको रूपमा उदय गरायो। उनी आफै हुर्केका क्षेत्र नम्बर 5 उनले 30,737 मत ल्याएर जित हासिल गरे, जबकि उनको बलियो प्रतिस्पर्धी मानिएको नेपाली कंग्रेसका जेनरल सेक्रेटरी र पूर्व मन्त्री समेत रहेका प्रदीप पौडेलले मात्र 9,159 मत ल्याए। तर यो जित अचानक भने आएको होइन। 18 वर्षको उमेरमै उज्जवल थापाको विवेकशील क्याम्पेनबाट सुरु भएको उनको यात्रा आज देशको प्रवक्तासम्म पुगेको छ। काठमाडौँ युनिभर्सिटीबाट लमा ब्याचलर्स गरेका सस्मित अहिले त्रिभुवन विश्वविद्यालयबाट गुड गभर्नेन्स, एन्टी करप्सन एन्ड पब्लिक पोलिसीमा मास्टर्स गर्दैछन्। इन्ट्रेस्टिङ कुरा त सरकारको शिक्षा मन्त्री बनेकाले अब टियुको प्रो चान्सलर पनि उनी नै हुन्। अब सस्मित शिक्षा मन्त्री भएको दोस्रो दिन नै एसई पछि हुने ब्रिफ कोर्सहरूलाई ब्यान्ड गरेर आफ्नो काम सुरु गरिसकेका छन्। त्यसो त सरकारको पहिलो मन्त्री परिषद बैठकले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा शिक्षा क्षेत्रका सुधारका निम्ति पनि केही महत्वपूर्ण बुदाहरू छन्। जस्तै बुदा नम्बर 89 शिक्षा क्षेत्रमा एउटा क्रान्तिकारी परिवर्तनको घोषणा गरिएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा 5 विद्यार्थीलाई आन्तरिक परीक्षा नलिकन उनीहरूको क्लासरुम एक्टिभिटीजको आधारमा मूल्याङ्कन गर्ने भनिएको छ। परीक्षाले उनीहरूलाई मनोवैज्ञानिक असर वा दबाब दिने भएकाले उनीहरूको परीक्षा नलिने भनिएको हो। यो एकदमै राम्रो निर्णय भए पनि यसको फिजिबिलिटीको दृष्टिकोणले हेर्दा टिचरहरूलाई रेगुलर मूल्याङ्कन गर्ने तरिकामा प्रोपर ट्रेनिङ नदिकन यो कदम छ।

0: भएको यो नै पहिलो पटक हो। पुरानो परिपाटीलाई तोडेर महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिड गर्ने जिम्मेवारी यो पटक सीतावादीले पाएकी छिन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गर्दा उनी अलिक भावुक पनि देखिन्। आफूले कहिले मन्त्री बन्छु भनेर नसोचेको र आफ्नो विगत सम्झेर भावुक भएको उनी बताउँछिन्।
1: मैले चाहिँ अहिलेसम्म पनि यस्तो सोचेँ कि कसरी आज यो पदमा चाहिँ हुन्छु भनेर चाहिँ मैले अहिलेसम्म नसोच्दै नसोचेको कुरा हो। यसरी पार्टीले हुन्छ नि हाम्रो हाम्रो जनताहरूले यो अवसर दिनुभएको छ त्यसको लागि चाहिँ त्यो सम्झेर हुन्छ मेरो आफ्नो विगत आफ्नो पास्ट हुन्छ नि त्यो आफ्नो फ्यामिली सम्झेर चाहिँ मलाई अलिकति इमोसनल भएको जस्तो लाग्छ।
0: खासमा उनी बिलङ गर्ने समुदाय सीमान्तकृत र पछाडि परेको दलित समुदाय हो। वादीहरू 14 शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्बा, जाँतरकोट र दैलेखमा बसोबास गर्न आइपुगेको बताइन्छ। त्यति बेला उनीहरूको मुख्य पेसा चाडपर्व, विवाह, व्रतबन्ध, भोज भतेर आदि अवसरमा राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु थियो। त्यस बापत बक्सिसमा प्राप्त हुने जग्गा जमिन, घर अनि नगद जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो। राणा शासनको अन्त्यपछि भएको रेडियो, टेप रेकर्डर, सिनेमा आदिको लहरले उनीहरूको त्यो परम्परागत पेसा खोसिन थाल्यो। त्यस्तो अवस्थामा गाउँका सामन्त धनाढ्यहरूलाई वादी महिलाको अस्मितामा खेल्न सजिलो भयो र अन्तत उनीहरू मध्ये केहीले त जीविकाको लागि यौन पेसा अँगाल्न पनि बाध्य भए। वादी बस्तीमा हरेक इन्टेन्सर भएका मानिसहरू पुगेर महिलाहरूमाथि दुर्व्यवहार गर्ने भएकाले महिलाहरू असुरक्षित महसुस गर्थे। तर सीतावादीलाई भने वादी समुदायसँग मात्र जोडेर उनको परिचय निकाल्न मिल्दैन। 30 वर्षीय सीताले पोलिटिकल साइन्समा मास्टर्स गरेकी छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन स्किल बेस्ड ट्रेनिङ जस्ता धेरै ग्रास रुट कार्यक्रमहरूमा काम गरेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित महिला समुदायको समानुपातिक सांसद भनेकी सीता वादी समुदायबाट देशको मन्त्री बन्ने पहिलो व्यक्ति हुन्। अब उनले सम्हालिरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भूमिका नेपालको सोसल कन्स्ट्रक्टमा निकै महत्वपूर्ण छ। देशको जनसंख्याको 51% महिला, 33.8% बाल बालिका, 10.21% ज्येष्ठ नागरिक र 2.2% अपाङ्ग भएका व्यक्तिहरूको हिस्सा यो मन्त्रालयले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो मन्त्री पद केवल एउटा कुर्सी मात्र होइन, यो त समाजको सबैभन्दा पिछडि परेको वर्गको भरोसा हो। अब मन्त्री भएको दिन जब पत्रकारहरूले उनलाई तपाईँको योजनाहरू के छ भनेर सोधे, तब उनले मन्त्री हुने भन्ने त मैले आज बिहान बल्ल थाहा पाएको, योजनाहरू अब टिमसँग सल्लाह गरेर हामी बन्छौँ नि भनिन्।
1: आज भर्खर मात्रै थाहा भएको छ, अब यो काम पनि अझ यस्तो यो पद पनि हुन्छ भन्ने पनि थाहा थिएन, मात्रै हुन्छ भन्ने पनि थाहा थिएन। त्यही भएर अब अहिले नै म यो भनेर भन्नुभन्दा पनि अब बिस्तारै हामी टिम मार्फत भएर चाहिँ अब कसरी हुन्छ हामी सबै मिलेर चाहिँ गर्नेछौँ।
0: मै सबै जान्दछु भन्ने अहंकारीहरूको भिडमा टिमसँग डिस्कस गरेर भन्छु भन्नाले मन्त्रीहरूप्रति सम्मान घट्ने भन्दा पनि अझै बढ्दै जान्छ। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको 5 नम्बर बुदामा समाजको सोसल कन्स्ट्रक्टका कारण विभेद र अवसरबाट वञ्चित भएका दलित तथा अल्पसंख्यकहरूलाई राज्यको तर्फबाट औपचारिक रूपमा क्षमा याचना माग्दै, यानि कि सरकारले नै अफिसियली सरी भन्दै सुधार उन्मुख कार्यक्रम घोषणा गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 97 महिलाहरूको सुरक्षित आवत निम्ति निशुल्क ब्लू बस सेवा 7 प्रदेशमा शुरू गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 98 सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षा र लैङ्गिक हिंसा रोक्नका लागि सबै सवारी साधनमा सीसीटीभी र ड्यास क्याम जडान गर्ने तथा राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी प्रहरीसम्म तुरन्तै सूचना पुर्याउने व्यवस्था मिलाउने योजना 30 दिनभित्र कार्यान्वयन गर्ने भनिएको छ। यी सबै कुराहरूको कार्यान्वयन सीतावादीको नेतृत्वमा यो मन्त्रालयले अरू मन्त्रालयहरूसँग पनि कोअर्डिनेट गरेर गर्नुपर्नेछ। अब मन्त्री हुनु कुनै सक्सेस स्टोरीको अन्त्य नभएर एउटा ठूलो जिम्मेवारीको शुरूआत हो। लाखौं मार्जिनलाइज महिला र बाल बालिकाको आवाज अब उनको डेस्कमा पुगेको छ। समयले नै प्रमाणित गर्छ यो जिम्मेवारी उनको लागि एउटा कार्य दक्षता देखाउने अपर्चुनिटी बन्छ कि प्रशासनिक अल्झन भित्रको एउटा जटिल चुनौती। गणेश पौडेल कास्की निर्वाचन क्षेत्र नम्बर 2 विजय भएका राष्ट्रपाका गणेश पौडेलले विजय हुने बित्तिकै सामाजिक सञ्जालमा अबको 5 वर्ष तपाईँ यानि कि भोटर्सले र आफूले नगर्ने काम भन्दै 13 बुदा सार्वजनिक गरे। हाम्रो समाजको प्राय हरेक सेक्टरमा भित्रसम्मै जरा गाडेर बसेको नेपोटिजम अनि फोर्स फोर्सको थ्रु काम गर्ने गराउने खराब प्रविधिलाई औलाउँदै उनको 13 लिस्टले समग्रमा बोलेको कुरा थियो। पद, शक्ति वा सम्बन्धको दुरुपयोग गरेर कुनै पनि प्रकारको व्यक्तिगत फाइदा, अनियमितता वा गैर कानूनी काममा सहयोग नगर्ने र समानता, पारदर्शिता र न्यायको आधारमा मात्रै काम गर्ने। केही समय यता लेखक, साहित्यकार र अभियन्ताको परिचय बनाएर हिँडेका 46 वर्षीय गणेश पौडेलको खास नाम खड्गराज पौडेल हो। उनले आफ्नो पहिलो नोभल पैतालाबाट नेपाली साहित्यमा राम्रो पहिचान पनि बनाएका छन्। जसरी बालनले पछिल्लो समय आफ्नो ऱ्यापहरूमा सामाजिक अनि राजनीतिक विषयहरूलाई ठाउँ दिँदै आएका थिए अनि ट्रेडिसनल पोलिटिक्सलाई प्रश्न गर्दै आएका थिए, त्यसरी नै वैकल्पिक राजनीतिक धारका समर्थक गणेश पौडेलले पनि आफ्नो साहित्य मार्फत तिनै कुराहरू उठाउँदै आएका थिए। पोखरा

महानगरपालिका 14 मजेरी पाटनमा जन्मिएका गणेशले ऱ्यान्डम रिडर सोसाइटी मार्फत पठन संस्कृतिको विकास गर्नेदेखि सरलिजम लगायतका नयाँ धाराहरूको प्रयोग गर्दै कलम चलाउँछन्। गणेश पौडेल सामाजिक सञ्जालमा पनि निकै एक्टिभ छन् र समाजमा हुने भ्रष्टाचार, अनियमितता, विकृति, विसङ्गति विरुद्ध आवाज पनि उठाउँदै आएका छन्। अङ्ग्रेजी साहित्यमा स्नातक र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका उनीसँग 15 वर्षभन्दा बढीको शिक्षण पेसाको अनुभव छ। नेपालको पर्यटनको राजधानी जसरी हेरिने गरेको पोखराले आफ्नै ठाउँको सांसदलाई पर्यटन मन्त्रीको रूपमा पाएको छ। उनलाई बालनले लिड गरेको कार्यपालिकामा पर्यटन तथा नागरिक उडान मन्त्रीको जिम्मेवारी दिएको छ। 2079 स्थानीय चुनावताका देशैभरि लौरो अभियान चलाउने मध्येका एक व्यक्ति गणेश पौडेल पनि हुन्। उनको र बालन बीचको आत्मीयता पनि यही दौरानबाट शुरू भएको थियो। लौरो चुनाव चिन्ह बोकेर बालनले काठमाडौँ महानगरपालिकाको मेयर पदमा जित्दै गर्दा गणेश पनि पोखरा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र लडेका थिए, तर उनी विजयी भने हुन सकेनन्। राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौं भन्ने नारासहित 79 स्थानीय चुनावमा होमिएका गणेशले हार बेहोरे पनि 2082 प्रतिनिधि सभा निर्वाचनमा विचारले जितौं, चरित्रले टिकौं जस्ता नारा अघि सारेर विजयी भएका थिए। साहित्यदेखि समसामयिक विषयका गम्भीर बहसमा खुलेर तर्क राख्नेदेखि जस्तोसुकै परिस्थितिलाई पनि का छाडेर हाँसी हाँसी स्वीकार्ने उनको बानीलाई समर्थकहरूले निकै मन पराएका छन्। तर उनको काँधमा आएको जिम्मेवारीलाई अब उनले कसरी स्वीकार्छन् त्यो भने हेर्नै पर्ने हुन्छ। किनकि नेपालको वान अफ द प्रमुख अर्थतन्त्रको मेरुदण्ड भनेकै नेपालको पर्यटन क्षेत्र हो, जसलाई पछिल्लो समय कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र राम्रो योजनाको अभावले शिथिल बनाएको छ। अरबौं लगानीमा बनेका पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको विवाददेखि हिमालय पर्यटनको अव्यवस्थित व्यवस्थापन र बढ्दो फोहोर जस्ता जटिल समस्याको रियालिस्टिक निकास अब उनले दिनुपर्ने हुन्छ। त्यस्तै 2013 AD युरोपियन युनियनले नेपाली वायु सेवालाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था अझै कायम रहेको बेलामा गणेश पौडेलले हाम्रो उडान क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा कसरी प्रश्नको घेराबाट निकाल्छन् त्यो पनि अब उनीमै भर पर्छ। बालनले चुनाव ताका देश दौडाएको बेलामा उदयपुरलाई बाली जस्तो बनाउन सक्ने कुरा अनि स्विजरल्याण्डको बाउ जसरी बढी बालिकालाई स्थापित गर्ने कुरालाई मृत रूप दिन व्यवस्थित पर्यटन विकासका लागि एक महिनाभित्र कार्ययोजना खाका प्रस्तुत गर्ने जिम्मा पनि अब गणेश पौडेलले नै पाएका छन्। यसका निम्ति सरकारले सार्वजनिक गरेको शासकीय सुधारका निम्ति 100 कार्यसूचीमा केही बुदाहरू छन्। जस्तै बुदा नम्बर 72 उदयपुर, अछाम, बाजुरा, बढीमालिका, अपिमा ट्रेकिङ रूट, दोर्दीमा ट्रेकिङ रूट लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योजना खाका प्रस्तुत गर्ने भनिएको छ। त्यस्तै बुदा नम्बर 73 नेपाललाई आरोग्य पर्यटन यानि कि पूर्व दर्शन, ध्यान, योग, आयुर्वेद लगायतको हब बनाउने र नेपाल वेलनेस इयर 2027 मनाउने भनिएको छ। यी सबै कुराको तयारी र कार्यान्वयन अब गणेश पौडेलकै हातमा छ। गीता चौधरी। चैत्र 12 गतेको सांसदहरूको शपथ ग्रहण समारोहमा एउटा निकै आश्चर्यको दृश्य देख्न पाइयो। परम्परागत वेशभूषामा सजिएर आफ्नो समुदायका संस्कृति र पहिचानको महत्व झल्काउँदै सांसदहरू भेला भएका थिए। त्यो दृश्य सुन्दर रङहरूको मिश्रण इन्द्रेणी भन्दा कम थिएन। तिनै रङहरू मध्ये एक थिइन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी गीता चौधरी। कानुनी तथा सामाजिक सेवा पृष्ठभूमि भएकी गीताको सोही स्वभाव भोलिपल्ट चैत्र 13 गते मन्त्रीको शपथ ग्रहण गर्ने क्रममा पनि पुनः देखिएको थियो। 33 वर्षीय गीता चौधरीलाई कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय सुम्पिएको छ। निम्न आय स्रोत भएको थारू कृषक परिवारमा जन्मिएकी गीता चौधरीको व्यक्तिगत जीवनलाई निहाल्दा हामीले केही महिना अगाडि निकालेको पूर्व सांसद शान्ता चौधरीको जीवनमा आधारित यो कमलरी कमैया प्रथाको भिडियोसँग केही कुराहरू मिल्न जान्छ। अब कमैया कमलारी प्रथालाई विस्तृतमा बुझ्नको लागि चाहिँ त्यही भिडियो पक्कै पनि हेर्नुहोला। तर कञ्चनपुरको शुक्ला फाटा नगरपालिका 4 असैना घर भएकी गीता चौधरीले कुनै समय थारू समुदायको भित्रसम्म जडा गाडेर बसेको यो प्रथालाई नजिकबाट देखेकी छिन्। थारू समुदायमा कतिपय किशोरीहरू कमलरी बस्न गइरहेको वा बीचमै पढाइ छोड्न बाध्य भएको निकै मजाले अनुभूति गरेकी गीता चौधरी आफै चाहिँ कमलरी बस्न नपरे पनि उनका हजुरबा कमैया बसेका थिए। गीताको परिवारको आर्थिक पाटो निकै नाजुक थियो, तर परिवारमा शिक्षाले भने निकै ठूलो ठाउँ ओगाडेको थियो। जसअनुरूप ऋण काटेरै भए पनि गीताले मास्टर्स इन ल सम्मको अध्ययन सम्पन्न गरेकी छिन्। पछिल्लो समय युथ एडभोकेसी नेपालकी संस्थापक हुँदै सामाजिक न्यायको वकालत गर्ने गीताले कञ्चनपुर र आसपासका क्षेत्रमा 150 भन्दा बढी गरिब, दलित तथा सीमान्तकृत नागरिकलाई निशुल्क कानूनी सहायता प्रदान गरेकी छिन्। गीता चौधरीको राजनीतिक सक्रियता 62-63 जनआन्दोलनबाटै शुरू भएको थियो र आफ्नो विद्यार्थी जीवनमा उनी एमाले निकट विद्यार्थी संगठन अनि राष्ट्रसँग आबद्ध पनि भएकी थिइन्। त्यस्तै 79 निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उम्मेद्वार पनि बनेकी थिइन्। तर उनी चुनावमा जित निकाल्न सकिनन्।

तर यो पटक राष्ट्रपतिको समानुपातिकबाट गीता चौधरी सांसद मात्र नभएर मन्त्री नै बनेकी छिन्। सड़कमा अधिकारको वकालत गर्दै हिँडेकी गीताको काँधमा अब कृषि क्रान्ति गर्ने र वनसँग सम्बन्धित उद्योगको तीव्र विकास गर्ने जिम्मेवारी आएको छ। सरकारको 100 कार्यसूचीको बुदा नम्बर 90 उल्लेख भए अनुसार प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने, व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने कृषिलाई सोयल हेल्थ कार्ड 3 महिनाभित्र दिने, अनि प्रमुख खाद्यान्न कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्याङ्कन सुनिश्चित गर्न उधारो कारोबारमा अधिकतम 25 दिनभित्र अनिवार्य भुक्तानी हुने, र यदि समय अवधिभित्र भुक्तानी नभए ब्याज सहित भुक्तानी गर्ने भन्ने व्यवस्थालाई अब कसरी कार्यान्वयन गरिन्छ त्यो हेर्नै पर्ने हुन्छ। देश कृषि क्रान्तिको सुरुवात यसैबाट हुन सक्छ। वर्तमान बालेनको नेतृत्वमा गठन भएको सरकारले आगामी 5 वर्षभित्र नेपालको अर्थतन्त्रलाई $100 बिलियन पुर्याउने महत्वाकांक्षी लक्ष्य राख्दै गर्दा गीता चौधरीले लिड गरेको वन र कृषि मन्त्रालयले कस्तो रोल प्ले गर्छ त्यो अब विस्तारै थाहा हुँदै जाने नै छ। निशा मेहता प्रधानमन्त्री बालेन्द्र शाहको 15 सदस्यीय मन्त्री परिषदमा रहेका 5 महिला मन्त्रीहरू मध्ये निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका पाएकी छिन्। उनले पार्लियामेन्ट्री सर्टिफिकेट पाएपछि भावुक हुँदै भने, यो भारी जिम्मेवारी केवल मेरो व्यक्तिगत सफलता होइन बल्कि समाजसेवा, पेसागत अनुभव र राजनीतिक धैर्यताको संगम हो। तर आखिर उनी को हुन् त? विगत 15 वर्षदेखि नर्सिङ पेसामा आबद्ध भएकी निशा मेहताले इन्डियाबाट नर्सिङमा मास्टर्स गरे पछाडि बीपी कोइराला इन्स्टिट्युट अफ हेल्थ एन्ड साइन्सेस धरानमा 3 वर्ष काम गरिन्। त्यसपछि उनी अहिले विराटनगरको विराट मेडिकल टिचिङ हस्पिटलमा नर्सिङ पढाउँदै थिइन्। यसरी वार्डमा बिरामीको सेवादेखि हस्पिटल म्यानेजमेन्टसम्मको फ्रन्टलाइन एक्सपिरियन्सले नै सम्भवतः उनलाई स्वास्थ्य मन्त्रालयमा छिर्ने ठाउँ बनाएको हुन सक्छ। यसै अनुरूप स्वास्थ्य क्षेत्रमा भएन ग्याप र मधेसी महिलाको समस्याहरूलाई उनले धेरै नजिकबाट देखेकी छिन्। सुनसरी जिल्ला इन्नरवाकी बासिन्दा निशा राष्ट्रपाको स्थापनासँगै यसको मेम्बर बनेकी थिइन्। पछिल्लो निर्वाचनको प्रतिनिधि सभामा पुग्न नसके पनि यसपालि महिला क्लस्टरबाट उनी समानुपातिक सांसद बनिन्। उनको नियुक्तिको एउटा मुख्य कारण चाहिँ प्रोफेसनल एक्सपर्टिजसँगै मधेसी समुदायको मजबुत प्रतिनिधित्व हुन सक्ने देखिन्छ। सरकारले स्वीकृत गरेको 100 बुँदे कार्यसूचीमा स्वास्थ्य क्षेत्रका सुधारका निम्ति बुदा नम्बर 85 योजनाहरू राखिएको छ, जसमा सबैभन्दा महत्वपूर्ण योजना भनेको चाहिँ विपन्न, असहाय तथा व्यवहारिक बिरामीका निम्ति गभर्नमेन्ट र प्राइभेट हस्पिटलमा कम्तीमा 10% बेड उपलब्ध गराउने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्ने भनिएको छ। त्यस्तै सुदूरपश्चिम अनि मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाको लागि एयर एम्बुलेन्स स्ट्यान्ड बाई राख्ने भनिएको छ, अनि अबको 3 महिनाभित्र डिजिटल पेसेन्ट रेकर्ड सिस्टम तयार पारी बिरामीको फाइल बोकी धाउने झन्झटलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ। सरकारले इन्टिग्रेटेड सिस्टम ल्याउने भनेको छ, जसबाट नेपालभरिका हस्पिटललाई कम्प्युटरबाट एक अर्कासँग जोडिने भएको छ। यसो गर्दा तपाईँको मेडिकल हिस्ट्री अब जुनसुकै डक्टरले भने तुरन्तै हेर्न मिल्छ। यो निर्णय एकदमै राम्रो देखिए पनि बिरामीका यस्ता गोप्य डेटालाई ह्याकरबाट जोगाउन र साइबर सेक्युरिटी निश्चित गर्नका निम्ति यो योजनाको मुख्य टेक्निकल चुनौती हुने देखिन्छ। अब मन्त्रीको सफल खाएपछि निशा मेहताको यो टिकटक भिडियो भाइरल भएको थियो।

अब यस्तो कुल अनि ग्राउन्ड रियालिटी नै बुझे कि एक नर्सले स्वास्थ्य मन्त्रालयको जिम्मा सम्हाल्नु नेपालको हेल्थ सिस्टमको लागि एउटा नयाँ आशा हुन सक्छ। बाँकी त अब काम हेर्ने हो। बालेन्द्र शाह नेतृत्वको सरकारमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ। 44 वर्ष अगाडि काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्तको रेज्युमे निकै फेसिनेटिङ छ। होटल म्यानेजमेन्टदेखि डिजे अनि प्रोजेक्ट म्यानेजरदेखि सोसल एक्टिभिस्टसम्म उनले आफूलाई फरक फरक रूपमा राखेर टेस्ट गरेका छन्। ब्याचलर्स डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन पढेका श्रेष्ठले सुरुमा होटल र रेस्टुरेन्ट म्यानेजमेन्ट तथा विभिन्न डेभलपमेन्ट प्रोजेक्टहरूमा काम गरे। पछि 2072 भूकम्प पश्चात उनी सोसल वर्कतिर एक्टिभली लाग्न थाले। त्यसपछि उनैले फोर्स नेपाल स्थापना गरेर वान ट्री माई रेस्पोन्सिबिलिटी जस्ता इन्भाइरोमेन्ट क्याम्पेनहरू लिड गरे जसले उनको ग्रासरुट इन्गेजमेन्टलाई मजबुत बनायो। राष्ट्रपतिका विराज भक्त श्रेष्ठले 2082 आम निर्वाचनमा काठमाडौँ 8 24,592 मत ल्याई सहज जित हासिल गरे। उनको राजनीतिक यात्रा परम्परागत दलहरूबाट नभएर केही समय अगाडिदेखि मौलाउँदै गरेको अल्टरनेटिभ पोलिटिक्सको आन्दोलनबाट सुरु भएको हो। आजभन्दा 9 वर्ष अगाडि उज्जवल थापाको विवेकशील नेपाली दल जसले ट्रान्सप्यारेन्सी गुड गभर्नेन्स अनि एन्टी करप्सन एजेन्डालाई अगाडि बढायो त्यही धरातलबाट राष्ट्रिय राजनीतिमा उनको उदय भएको थियो।

अल्टरनेटिभ पोलिटिक्स, सिभिक एक्टिभिजम र संसदीय भूमिकाद्वारा पहिचान कमाएका श्रेष्ठ 2074 समानुपातिक मेम्बर भएर बागमती प्रदेश सभा पुगेका थिए। त्यसै गरी 79 को चुनावमा पनि काठमाडौँ 8 बाटै विजयी भएर राज्यसभाबाटै उनी प्रतिनिधि सभा सदस्य भएका थिए। 2080 माओवादीसँगको गठबन्धन सरकारमा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा राष्ट्रवाद पनि सरकारमा गएको थियो, जहाँ विराज भक्त युवा तथा खेलकुद मन्त्री बनेका थिए, तर जम्मा 4 महिना 10 दिनको छोटो समयका लागि मात्र। अब त्यो छोटो कार्यकालमा उनको नेतृत्वमा ठूलो परिवर्तन त देखिएन, तर स्पोर्ट्स इन्फ्रास्ट्रक्चर, इन्फ्रा सुधार र पेरिस ओलम्पिक तयारी जस्ता मुद्दाहरूमा छलफल र सक्रियता बढेको देखियो। अब स्पोर्ट्स मिनिस्ट्रीबाट सिधै ऊर्जा मन्त्रालय, यो एकदमै ठूलो सिफ्ट हो। खासमा यो मन्त्रालयमा सागर ढकालको चर्चा थियो, तर विराज भक्त नै मन्त्री भएपछि सागर ढकालले पनि विराज भक्त भेटेर आफूले जानेको कुरा सक्दो सहयोग गर्ने भनेका छन्। उनले लेखेका छन्, देश कायापलट हुनुभन्दा अघि ऊर्जाको जग बलियो हुनुपर्छ, चाहे त्यो चीन होस् वा परिवर्तन हुँदै गएको इथियोपिया। ऊर्जा तथा जलस्रोत मन्त्रालयले पुरै देशको कायापलट गर्न सक्छ। म आफै बन्छु वा बन्दिन त्यो ठुलो कुरा होइन, तर देश बन्नुपर्छ। आज करिब 2 घण्टा मेरो लामो समयदेखिको साथी विराज दाईलाई आफूले जानेको कुरा राखे र सकेको सहयोग गर्नेछु। राजनीतिमा यस अगाडिदेखि नै अहंकार र घमण्डलाई साइडमा राखी एकअर्कालाई सहयोग गर्छौ भन्ने प्रतिबद्धता जनाउनु एकदमै नयाँ प्रयास हो। अब सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा विराज भक्त श्रेष्ठको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका निम्ति बुदा नम्बर 74 केही कुराहरू उल्लेख गरिएको छ। जस्तै 1 महिनाभित्र इनर्जी एक्सपोर्ट स्ट्राटेजी फाइनलाइज गर्ने, 180 डेज मेन्डेट भित्र पेन्डिङ विद्युत खरिद सम्झौता पीपीए तथा लाइसेन्सिङको बोटल नेकलाई एड्रेस गर्ने, विद्युत निर्यातलाई पिक टाइम प्राइजिङ मार्केटमा फोकस गर्ने, नेपाल विद्युत प्राधिकरणको स्ट्रक्चरल रिफर्म रोडम्याप लागू गर्ने र ऊर्जामा क्यापिटल इन्फ्लो बढाउन मल्टी डाइमेन्सनल फाइनेन्सियल स्ट्रक्चरको आधार तयार गरी यो सेक्टरलाई इकोनोमिक ब्याकबोनको रूपमा विकास गर्ने भनिएको छ। त्यसै गरी बुदा नम्बर 75 खानेपानी र सरसफाई क्षेत्रभित्र विभिन्न निकायहरू बीच समन्वयको कमी छ, जसलाई सुधार्न प्रधानमन्त्री र मन्त्री परिषदको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभागलाई सम्मिलित गरेर एकीकृत संरचना बनाउने योजना राखिएको छ। यसको लागि एक उच्च स्तरीय एकीकृत खानेपानी समन्वय टास्क फोर्स गठन गर्ने भनिएको छ। त्यस्तै पोखरा स्थित फेवाताल नजिकको अतिक्रमण हटाउने र शहरी विकास विधेयक र फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक सदनमा पेश गर्ने भनिएको छ। अब परम्परागत राजनीति भन्दा फरक पृष्ठभूमिबाट आएका विराज भक्तको फरक दृष्टिकोणले नेपालको ऊर्जा क्षेत्रमा कस्तो इम्प्याक्ट पर्छ त्यो भने प्रतीक्षाको विषय नै भनेको छ। दीपक कुमार शाह, श्रम रोजगार र सामाजिक सुरक्षा मन्त्रालय। हरेक दिन 2000 भन्दा बढी युवाहरू विदेशतिर मोडिने हाम्रो देशमा यो मन्त्रालय भनेको केवल एउटा कार्यालय मात्र होइन, यो हजारौंको भविष्यसँग जोडिएको ठाउँ हो। र आज यही महत्वपूर्ण मन्त्रालयको कमाण्ड सम्हाल्न आइपुगेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका 34 वर्षीय नेता दीपक कुमार शाह। महोत्तरी 2 बाट विजयी भएका दीपक कुमार शाहले 19 पटक मन्त्री बनेका शरद सिंह भण्डारीलाई झन्नै 3 गुणा मतान्तरले पराजित गरेका थिए। उनको ब्याकग्राउन्ड हेर्ने हो भने उनको एक्सपर्टिज खासमा पब्लिक हेल्थको क्षेत्रमा देखिन्छ। उनले त्रिभुवन युनिभर्सिटीको इन्स्टिट्युट अफ मेडिसिनबाट ब्याचलर्स अफ अप्टोमेट्रीमा स्नातक गरेका छन्। त्यसपछि बेलायतको सरकारले कम्पिटिसनको आधारमा प्रदान गर्ने चिम्निङ स्कलरसिप पाएर उनी मास्टर्स गर्न युके गएका थिए। बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनबाट गत साल मात्र पब्लिक हेल्थमा मास्टर्स गरेका उनी नेपाल फर्किएका थिए। यही बीचमा उनले वर्ल्ड हेल्थ अर्गनाइजेसन डब्ल्युएचओ र एफएचआई 360 जस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर नेपालका निम्ति काम पनि गरेका छन्। अब यसरी पब्लिक हेल्थको पृष्ठभूमिबाट भएकाले श्रम नीति, विदेशी रोजगार, द्विपक्षीय सम्झौता जस्ता क्षेत्रमा उनको पूर्व संलग्नता खासै देखिँदैन। तर महत्वपूर्ण पक्ष चाहिँ के छ भने दीपक कुमार शाह त्यही महोत्तरी 2 बाट आएका छन्, जहाँको घर घरबाट युवाहरू रोजगारीको लागि विदेश लिनुपर्ने बाध्यता छ। महोत्तरी, सर्लाही र रौतहट जस्ता जिल्लाहरूबाट नै नेपालको सबैभन्दा ठूलो संख्यामा युवाहरू खाडी जान्छन् अनि कति त बाकासम्म फर्किन्छन्। सो यो हिसाबमा शाहको नियुक्ति सिम्बोलिक रूपमा निकै बलियो छ। उनलाई आफ्नो समुदायको त्यो पीड़ा मजाले थाहा छ, तर चुनौती पनि कम छैन। लेबर एडमिनिस्ट्रेशन एक्सपर्ट पूर्ण चन्द्र भट्टराईका अनुसार हामीसँग पोलिसी र प्लानको कमी छैन, असली परीक्षा त्यसको कार्यान्वयनमा हुन्छ। मन्त्रालय सम्हालेकै दिनदेखि दीपक कुमार शाहले सक्रिय रूपमा काम शुरू गरेका छन्। श्रम मन्त्रालयले विदेशी रोजगार विभागलाई टोकन सिस्टम ब्यान गरेर सेम डे लेबर एप्रुभल दिने निर्देशन दिएको छ, अर्थात आवेदन गरेको दिन नै श्रम पास जारी हुने व्यवस्था लागू भएको छ। साथै मिनिस्टर शाहले प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङको पाठ्यक्रममा आधारित अडियो

जो सामग्री तयार गरी डिजिटल रूपमा विदेश जाने कर्मीहरूलाई उपलब्ध गर्ने निर्देशन पनि दिइसकेका छन्। यसै गरी अब सबै प्रवासी कर्मीहरूलाई कन्ट्रिब्युसन बेस्ड सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा नामबद्ध गर्ने कठोर नीति पनि लागू गर्ने घोषणा गरिएको छ। त्यसै सरकारको नवघोषित सय बुधे कार्यसूचीको 6 नम्बरमा विक्रमसम्म 2082 जिएनडी आन्दोलनमा पारिएका शहीद परिवार र घाइतेहरूलाई उनीहरूको योग्यता अनुसार 100 दिनभित्र रोजगारी सिप र मनोवैज्ञानिक सहायता सहितको पुनर्स्थापना प्याकेज दिने नीति सार्वजनिक गरिएको छ। त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गतको सिटिभिटी, मिनिस्ट्री अफ लेबर इम्प्लोइमेन्ट एन्ड सोसल सेक्युरिटी अन्तर्गतको सिक विकास संस्था र उद्योग मन्त्रालयको व्यवसाय विकास संस्थानलाई इन्टिग्रेट गरी 60 दिनभित्र रोजगार सेवा केन्द्रहरूलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण गर्ने योजना पनि राखिएको छ। यो चिजमा पनि उनले नै कोअर्डिनेट गर्नुपर्ने हुन्छ। त्यस्तै अहिले मिडल इस्टमा भइरहेको वारका कारण हाम्रा नेपाली दाजुभाइहरूको जीव धनको सुरक्षा गर्नेदेखि उनीहरूलाई नेपालमा ल्याउनु परेको खण्डमा उनीहरूका निम्ति रिहेबिलिटेसन प्याकेज ल्याउने सम्मका कामहरू पनि अब अन्य मन्त्रालयहरूसँग कोअर्डिनेट गरेर मन्त्री शाहले नै गर्नुपर्ने हुन्छ। विदेश पठाइदिने नाममा हुने ठगीदेखि सिप विकासका कार्यक्रमहरू उनकै मन्त्रालयभित्र पर्छन्। तसर्थ यी सबैको काममा शाहको भूमिका के रहन्छ त्यो समयले नै देखाउँछ। तर तुरुन्तै चाहिँ मन्त्री शाहले आफूमाथि लागेका यस्ता आरोपहरूको खण्डन गर्नुपर्ने भएको छ। शिशिर खनाल बालेन्द्र शाह नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेका शिशिर खनाल 3 वर्ष अगाडि शिक्षा मन्त्री थिए। यसअघिको निर्वाचनमा पनि काठमाडौँ 6 वटा विजयी भएका शिशिर खनाल माघ 3, 2079 पुष्पकमल दाहाल प्रचण्डको सरकारमा राष्ट्रपा पनि सामेल हुँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। तर राष्ट्रपा अध्यक्ष रवि लामिछानेको नागरिकता विवादपछि उत्पन्न भएको राजनीतिक अस्थिरताले गर्दा माघ 22 राष्ट्रपाका सबै मन्त्रीहरूले राजीनामा दिन्छन्, जसले गर्दा पद सम्हालेको केवल 19 दिनमै खनालले पनि मन्त्री पद छाड्नु परेको थियो। यो चुनावमा पनि काठमाडौँ 6 बाटै विजयी भएका खनालले यो पटक अझ महत्वपूर्ण जिम्मेवारी बोकी परराष्ट्र मन्त्रीको रूपमा फर्किएका छन्। शिशिर खनालले त्रिचन्द्र क्याम्पसमा इन्टरमिडिएटको पढाइ सकेर अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट पब्लिक अफेयर्समा मास्टर्स गरेका छन्। साथसाथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको इन्टरनेसनल डिपार्टमेन्टको हेड पनि हुन्। त्यही अनुभवले नै उनलाई बालेन शाहको क्याबिनेटमा ग्लोबल अफेयर्स सम्हाल्ने मौका दिएको हुन सक्छ। पद ग्रहण पश्चात शिशिर खनालले मिडल इस्टमा भइरहेको युद्धको कारण प्रभावित भएका नेपालीहरूको सुरक्षा उनको पहिलो प्राथमिकता हुने बताएका छन्। अब उनको कूटनीतिक तरिका कतिको कुशल छ त्यसको टेस्ट अहिले नै हुने देखिएको छ। सबुदे कार्यसूचीमा परराष्ट्र मन्त्रालयले 2 वटा डेडलाइन भित्र महत्वपूर्ण काम गर्नुपर्नेछ। पहिलो 7 दिनभित्र मिडल इस्टको संकटले नेपालको इकोनोमी र कामदारलाई पार्ने असर बारे डिटेल रिपोर्ट तयार पार्नुपर्ने र यो वारको असर नेपाल र नेपालीमा सकेसम्म कम पर्ने गरी सर्ट टर्म, मिड टर्म र लङ टर्म समाधानको उपायहरू खोज्नुपर्ने अनि दोस्रो 30 दिनभित्र अन्तर्राष्ट्रिय संकटसँग लड्न एक मजबुत क्राइसिस म्यानेजमेन्ट नीति र रणनीति तयार गर्नुपर्ने। अब नेपाल जियो पोलिटिकली सेन्सिटिभ लोकेसनमा छ। जियो पोलिटिकली नेपाल जस्ता देशहरूलाई विश्वमा स्मल स्टेट भनिन्छ। त्यसैले यस्ता राष्ट्रहरूको चुनौती र अवसर दुवै हुन्छन्। सबैभन्दा ठूलो चुनौती भनेको भू राजनीतिक दबाव हो। भारत चीन जस्ता ठूला शक्तिशाली देशहरूको बीचको सन्तुलन कायम गर्नुपर्ने अवस्था, त्यस्तै पश्चिमी देशको प्रभाव पनि बढ्दो छ, जसलाई विकासमा अवसर ल्याए पनि कहिलेकाहीँ नीतिगत निर्भरता र सांस्कृतिक प्रभावको चुनौती पनि सिर्जना गर्छ। आर्थिक रूपमा सीमित उद्योग, वैदेशिक रोजगारीमा निर्भरता र ग्रान्ट्सहरूमा भर पर्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउन सक्छ। तर यही कुराहरू अवसर पनि बन्न सक्छन्। नेपालले आफ्नो भौगोलिक अवस्थालाई ब्रिज इकोनोमीको रूपमा प्रयोग गर्दै भारत र चीन बीच ट्रान्जिट र व्यापार हब बन्न सक्छ। निस डिप्लोमेसी मार्फत नेपालले आफ्नै विशिष्ट पहिचान, जस्तै शान्ति प्रक्रिया, जलवायु परिवर्तन अथवा एभरेस्ट र बुद्ध भूमि जस्ता चीजहरूलाई विश्व मञ्चमा बलियो रूपमा प्रस्तुत गर्न सक्छ। साथै ग्रान्ट्स र अन्तर्राष्ट्रिय सहयोगलाई पनि रणनीतिक प्रयोग गरियो भने पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो फाइदा हुन सक्छ। त्यसैले छिमेकी राष्ट्रहरूसँगको इकोनोमिक डिप्लोमेसीदेखि लिएर गल्फको क्राइसिस म्यानेजमेन्टसम्म शिशिर खनालको जिम्मेवारी धेरै ठूलो छ। अन्तर्राष्ट्रिय जगतमा पुरै नेपालको छविलाई उनैले लिड गर्नुपर्नेछ। अब हेरौँ उनको पर्फर्मेन्स कस्तो रहला त। सुनिल लम्साल सुनिल लम्साल र बालेनको ब्रोमान्स त हामीले यस अगाडिको भिडियोमा थोर बहुत देखाइ नै हाल्यौँ। इन्डियामा मास्टर्स इन स्ट्रक्चरल इन्जिनियरिङ गर्दै गर्दादेखिका साथी हुन् सुनिल र बालेन। उनीहरूको दुबईको एकाडेमिक स्टाटस पनि उस्तै छ। बालेन जस्तै सुनिलले पनि एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ गरेका छन् र अहिले काठमाडौँ युनिभर्सिटीमा सोलिड वेस्ट म्यानेजमेन्टमा पिएचडी पनि गर्दैछन्। 35 वर्षीय इन्जिनियर सुनिल लम्सालको इन्स्टाग्राम प्रोफाइलको हाइलाइट हेर्ने हो भने यस्ता इन्जिनियरिङसँग सम्बन्धित इक्वेसन्स र फर्मुलाहरू भेटिन्छन्। हाम्रो देशको मन्त्रीमण्डलमा मन्त्रालयसँग सम्बन्धित एक्सपर्ट्सहरूले मन्त्रालयको लिड बिरलै गरेको पाइन्छ। वर्षौंदेखिको यही ग्याप फिल गर्दै स्ट्रक्चरल इन्जिनियर सुनिल लम्सालले बालेन नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको लिड गर्ने मौका पाएका छन्। स्याङ्जाको बिरुवा

पालिकामा जन्मिएका अनि पछिल्लो दुई दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा रहेका सुनिलले भैरवाको गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट, पोखराको इन्टरनेसनल एयरपोर्ट अनि विराटनगर एयरपोर्ट जस्ता राष्ट्रिय स्तरका प्रोजेक्टहरूमा काम गरिसकेका छन्। हिस्टोरिकल सिंहदरबारको रिकन्स्ट्रक्सन गर्ने प्रोजेक्टमा पनि सुनिलको डाइरेक्ट इन्भल्भमेन्ट थियो। त्यसै बालन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सुनिल पूर्वाधार एवं वातावरण विज्ञका रूपमा बालनसँगै कार्यरत पनि थिए। सोही क्रममा एकपटक बालनले सुनिल लम्सालाई धन्यवाद दिँदै कपनको खोला खोल्न एकदमै प्रमुख भूमिका निभाउने इन्जिनियर सुनिल लम्सालाई धन्यवाद भनेर पोस्ट पनि गरेका थिए। अब इन्डियाको निड मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीमा बालनसँगै भेट भएदेखि सुनिल र बालन सँगसँगै जस्तै नै छन्। महानगरपालिकासँग मिलेर काम गर्ने दौरानमा नै सुनिललाई स्थानीय सरकारको राम्रो एक्सपोजर मिलेको थियो। उनले नेपालको पोलिटिक्सलाई मजाले अनुभव गर्ने मौका पाएका थिए। तर उनको राजनीति प्रति चासो र झुकाव भने बालनसँग भेट हुनुभन्दा अगाडिदेखि नै थियो। लुम्बिनी इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ गर्दै गर्दा उनले एमालेको विद्यार्थी संगठन अन्तर्राष्ट्रिय व्यूमा निकै एक्टिभ भएर काम गरेका थिए। तर जे होस्, अहिले राष्ट्रपाको महामन्त्री र भौतिक पूर्वाधार मन्त्रालय लिड गर्ने मौका पाएका सुनिल लम्सालको काँधमा ठूलो जिम्मेवारी छ। डेभलपमेन्ट फोकस मन्त्रालयहरू मध्ये भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा धेरै नेसनल बजेट पाउने गरेको अवस्थामा वर्षौंदेखि अलपत्र परेका रोड अनि पुल जस्ता पूर्वाधारहरूलाई समयमै सक्नेदेखि ट्रान्सपोर्ट सेक्टरमा हुने गरेको सिन्डिकेटलाई अन्त्य गर्दै सार्वजनिक यातायातमा सर्वसाधारणले खेप्नु परेको शास्ति, रोड एक्सिडेन्टहरू मिनिमाइज गर्ने लगायतका कैयौं च्यालेन्जेसहरू उनले अब फेस गर्नुपर्ने हुन्छ र निकास दिनुपर्ने हुन्छ। हाई एक्सपेक्टेशन राखेर हेरिएका सुनिल लम्सालले महानगरपालिकामा हुँदा बालनसँग मिलेर गर्न खोजेको सोलिड वेस्ट म्यानेजमेन्ट र स्मार्ट सिटी जस्ता परियोजनाहरूलाई पनि अब उनले कसरी अगाडि बढाउँछन् त्यो पनि हेर्न सबैजना उत्सुक छौ। किनभने बालन सरकारले सार्वजनिक गरेको 100 कार्यसूचीको 77 नम्बरको बुदाले शहरी विकास विधेयक र फोहोर मैला व्यवस्था सम्बन्धी विधेयक दुई महिनाभित्र मन्त्री परिषद समक्ष पेश गर्नुपर्ने भनेर भनेको छ। सुदन गुरुङ। यो भिडियो सुदन गुरुङले राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पदको शपथ गर्ने पछाडि सिंहदरबार प्रस्थान गर्नु अगाडिको हो। गाडी रोकेर सुदन समर्थकहरूलाई हात जोडेर नमस्कार गर्दैछन् अनि यताबाट समर्थकहरूले चाहिँ भ्रष्टाचारीहरूलाई जेल हाल भन्दै विश्वप्लक सुदन भन्दैछन्। जेएनयू आन्दोलनको प्रमुख माग मध्ये भ्रष्टाचार रहित प्रणाली र सुशासनको कार्यान्वयन गर्ने बालन नेतृत्वको सरकारले सुदन गुरुङलाई आफ्नो प्रमुख हतियारको रूपमा अघि सार्दै गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो। सायद गृह मन्त्रीमा सुदन गुरुङको नियुक्ति हुन्छ भन्ने कसैले पनि आकलन गरेकै थिएनन् होला। उनी गृह मन्त्री बन्ने भनेर घोषणा भएपछि एकछिन त उनी मिमकै पात्र बने। उनका पुराना भिडियोजहरू सहित यस्तो मान्छेलाई गृह मन्त्री बनाउने हो भन्न थालियो। तर यो सिलसिला 24 घण्टा पनि टिकेन। नायक फिल्मको शैलीमा 24 घण्टा नबित्दै सुदन गुरुङकै नेतृत्वमा भाद्र 23 र 24 का दुई मुख्य आरोपीहरू पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुलिसले पक्राउ गर्यो। सुदनको कामको यो त केवल शुरूआत मात्र थियो। त्यस पछाडि हरेक दिन नै नेपाल प्रहरीले कोही न कोही हाई प्रोफाइललाई समातिरहेको छ। एमालेकी प्रदेश सांसद रेखा शर्मा, पूर्व ऊर्जा मन्त्री कंग्रेसका दीपक खड्का अनि जेएनयू आन्दोलनकै क्रममा रहेका काठमाडौँका सिडिओलाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अब आजभन्दा 6 महिना अघिसम्म सुदन गुरुङ केवल एउटा सोसल एक्टिभिस्ट मात्र थिए। कुनै समय इभेन्ट म्यानेजमेन्ट गर्ने अनि डिजेको रूपमा पनि काम गर्ने सुदन 2072 सालको भूकम्प पछाडि निरन्तर सामाजिक कार्यमा व्यस्त भए। कहिले भूकम्प पीडितलाई राहत वितरण गर्ने अनि कहिले कोविड क्राइसिसको बेला अक्सिजन सिलिन्डर अनि भ्याक्सिन डेलिभर गर्ने। सुदन अग्रपन्थीमै रहेर मानवीय कार्यमा लडि नै रहे। सोही कार्यलाई निरन्तरता दिँदै सुदन र उनको हामी नेपाल टिम भाद्र 23 गतेको जेएनयू आन्दोलनमा भोलिन्टियरको रूपमा माइतीघर पुगेको थियो र यहीबाट सुदन गुरुङको जीवनले कहिले पनि नसोचेको मोड लिन पुग्यो। सामाजिक अभियन्ताबाट सुदन त्यसपछि प्रतिनिधि सभाको उम्मेद्वार नै बन्छन् र गोर्खा एकबाट भारी मतदाताले विजय हुन्छन्। खासमा जेएनयू आन्दोलनपछि आन्दोलनको लिडरको भ्याकुम देखिएर आन्दोलनको अस्तित्व नै मेटाउन खोज्ने कार्य हुँदै गर्दा आन्दोलनको मर्मलाई जीवित राख्दै अन्तिमसम्म कहिले सेनापति त कहिले राष्ट्रपति निकास दिनका निम्ति दबाब दिइरहने सुदन नै थिए। अनि यता निर्वाचन अघिसम्मै रवि बालेन अनि कुलमानलाई जसरी पनि मिलाउनु पर्छ, नयाँ शक्तिहरू एक ठाउँ आउनुपर्छ भन्दै अन्तिमसम्म लागि पर्ने पनि सुदन नै थिए। यसरी कोही पनि भ्रष्टाचारीलाई छोड्दिन, गोली हान्ने जति कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन भन्ने सुदन गुरुङ अब छोड्ने कि नछोड्ने निर्णय गर्ने ठाउँमा आफै पुगेका छन् र यही कुराको दलको गृहमन्त्री भएको दिनबाट नै दिन पनि छाडेका छन्। अब सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गतको 43 नम्बरको उल्लेख भए अनुसार दुईटा चरणमा 48 सालदेखि अहिलेसम्म सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारी
कार्यहरूको सम्पत्ति छानबिन गर्ने कुरा सुदन गुरुङको लिडरसिपमा कसरी अगाडि बढ्छ त्यो हेर्नै पर्ने हुन्छ। अनि त्यसलाई पनि यो 100 कार्य सूचीमा परेका धेरै जसो काम चाहिँ गृह मन्त्रालय अन्तर्गत नै पर्ने भएकाले सायद यो 3 मिनटको उनको इन्ट्रोडक्सन भिडियो सुदनका निम्ति

पटक हुन सक्छ। त्यसैले हामी सुजन गुरुङको दिव्यदेखि मन्त्रीसम्मको यात्रा र अब उनले गर्नै पर्ने कामहरू बारेमा एउटा अझै अर्को डिटेल भिडियो बनाउने नै छौ, प्रतीक्षा गर्नुहोला। सोभिता गौतम, बालेन शाहको क्याबिनेटमा कानून, न्याय र संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेकी सुविता गौतम अहिले मात्र 30 वर्ष पुगिन्। 17 जुन 1995 दोलखाको तामाकोसी गाउँपालिकामा जन्मिएकी सुविता पहाड़को बिजुली नपुगेको ठाउँबाट आफ्नो यात्रा शुरू गर्दै आज कानूनको नीति नियम बनाउने कानून मन्त्रालय लिड गर्ने ठाउँमा पुगेकी छिन्। यो निर्वाचनमा भरतपुरकी पूर्व मेयर रेणु दाहाललाई चितवन 3 भारी मतले पराजित गर्दै सुविताले आफ्नो दोस्रो संसदीय कार्यकाल शुरू गरेकी हुन्। 2079 निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 2 मात्र 27 वर्षको उमेरमा जितेर उनी प्रत्यक्ष निर्वाचनबाट जित्ने सबैभन्दा कम उमेरकी संघीय सांसद बनेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एकदमै प्रभावकारी सांसदको रूपमा छवि बनाएकी सुविताले कन्स्टिट्युसनल काउन्सिल एक्ट, एन्टी करप्सन एक्ट, भूमि सुधारको विषय लगायत शिक्षा, स्वास्थ्य र नागरिक उद्योग क्षेत्रका अनेक मुद्दाहरू उठाएकी थिइन्। अनि यी सबै कुराहरूका बीचमा आफ्नो पढाइ पनि कन्टिन्यू गर्दै थिइन्। त्रिभुवन युनिभर्सिटीको नेसनल कलेजबाट BA LLB पुरा गरेकी सुविता अहिले इन्टरनेसनल लमा LLM पर्स्यू गर्दै छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार नामको स्वास्थ्य सम्बन्धी कार्यक्रम 4 वर्षसम्म होस्ट गरेकी थिइन्। अघिल्लो पार्लियामेन्टमा एमपी हुँदा सुविताले आफ्नो छवि राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुर्याउन सफल भएकी थिइन्। 2023 ग्लोबल प्लेटफर्म वान यङ वर्ल्डबाट पोलिटिसियन अफ द इयरमा परेकी सुविता 2025 इन्टर पार्लियामेन्ट्री युनियन IPU को 150 सभामा स्वास्थ्य समितिको सदस्यको रूपमा निर्वाचित पनि भएकी थिइन्। अब यो मन्त्री परिषदको पहिलो बैठकले पास गरेको 100 कार्यसूचीमा सुविताको माता हातमा पर्ने थुप्रै जिम्मेवारीहरू छन्। सम्पत्ति छानबिन, भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना लगायत भ्रष्टाचार नियन्त्रणको कानूनी पक्षको सबै जिम्मा सुविताकै माता हातमा पर्छन्। त्यस्तै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन कानूनी व्यवस्था, संघीय निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने, सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक 60 दिनभित्र तर्जुमा गर्ने अनि सार्वजनिक खरिद ऐन 30 दिनभित्र संशोधन गर्ने लगायतका कुराहरू कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत नै पर्छन्। अब यो सबै बीच कानून मन्त्रालयको पदभार ग्रहण गरेपछि सुविताले पछिल्लो समय बढ्दै गइरहेको बलात्कार अनि त्यसपछि हुने हत्या, यौन हिंसा र बच्चाहरूमाथि अपराध जस्ता गम्भीर मुद्दाहरू कानूनी दृष्टिकोणबाट कसरी समाधान गर्न सकिन्छ र अपराधीहरूलाई उचित सजाय अनि पीडितलाई चाहिने न्याय कसरी दिन सकिन्छ भन्ने कुरालाई आफूले प्राथमिकतामा राखेको कुरा सार्वजनिक गरेकी छिन्। अब दोलखाको पहाड़बाट नेपाल टेलिभिजन, नेसनल कलेजबाट सांसद र अहिले चितवनबाट सिंहदरबार, सुविताको यो यात्रा अब परीक्षाको असली चरणमा प्रवेश गरेको छ। प्रतिभा रावल, 32 वर्षीय प्रतिभा रावललाई बालेन सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय सुम्पिएको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका 6 ऐठपुरमा जन्मिएकी प्रतिभाले 5 वर्षको कलिलो उमेरमै बुबालाई गुमाएपछि निकै दुःख, मेहनत र संघर्ष गरेर पढ्ने लेख्ने मौका पाएकी थिइन्। सोही मेहनतलाई यथावत राख्दै उनले साउथ एसियाकै प्रतिष्ठित एजियन कलेज अफ जर्नालिजमबाट पोस्ट ग्रेजुएट डिग्री पूरा गरिन्। राजनीतिमा होमिनु अघि प्रतिभा रावलको 1 दशक लामो पहिचान जर्नालिजमसँग जोडिएको थियो। साउथ एसिया चेक, रिपब्लिका डेली र ग्यालेक्सी फोके टेलिभिजन जस्ता प्रतिष्ठित संचार माध्यममा उनले काम गरेकी छिन्। ग्यालेक्सी फोकेमा भने उनी रमेश प्रसाईले चलाउने गरेको सो लाल मोहरको प्रोड्युसर थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएबाट नै पार्टीमा सक्रिय प्रतिभाले पार्टी सभापति रवि लामिछाने योभन्दा अघिल्लो पटक होम मिनिस्टर भएको बेला उनको सचिवालयमा बसेर काम गरेकी थिइन्। रवि लामिछानेले उनलाई पर्दा पछिको योद्धा भनेर सम्बोधन नै गरेका थिए। अब अहिले तिनै योद्धा प्रतिभा रावलको काँधमा देशको समग्र निजामती कर्मचारीको व्यवस्थापन र संघीय, प्रदेशीय र स्थानीय गरी तिनै तहका सरकार बीचको समन्वयनको जिम्मेवारी छ। सामान्य प्रशासन मन्त्रालय भनेको सरकारी कर्मचारीको नियुक्ति, स्थानान्तरण र अनुशासनात्मक कारवाही सम्हाल्ने केन्द्रीय निकाय हो। अर्थात् पूरै ब्युरोक्रेसीको डिरेक्सन नै यही मन्त्रालयबाट निर्धारित हुन्छ। देशमा संघीय प्रणाली लागू भएको लगभग 1 दशक बितिसक्यो, तर अझै पनि नागरिक केन्द्रित प्रशासन मजबुत नभएको बेलामा प्रतिभा रावलको नेतृत्वमाथि विभिन्न तहका सरकार बीचको समन्वय र सार्वजनिक सेवाको स्पष्ट फ्लो प्रदान गर्नुपर्ने च्यालेन्ज छ। अर्को भाषामा भन्ने हो भने बालेन नेतृत्वको सरकारमा ब्युरोक्रेसीले कस्तो पर्फर्म गर्छ, केही हदसम्म त्यो प्रतिभा रावलकै हातमा छ। सरकारको नयाँ कार्यसूची अनुसार बुदा नम्बर 12 प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने भनेर भनिएको छ। अर्थात् दलगत दबाव हटाउने, दलीय ट्रेड युनियनहरू खारेज गर्ने र अनुशासन उल्लङ्घन गर्नेलाई कडा कारवाही गर्ने। अब यसको लागि कानूनी पक्ष, संघीय निजामती सेवा विधेयक

0: कानून मन्त्रालयको तर्फबाट आए तापनि नेतृत्व भने प्रतिभा रावलले नै गर्नुपर्ने हुन्छ। त्यस्तै बुदा नम्बर 91 भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूको समस्या समाधान गर्न डिजिटल रेकर्ड तयार गर्ने नीति प्रस्ताव गरिएको छ। यस अन्तर्गत 60 दिनभित्र दर्ता संग्रह र प्रमाणीकरण गर्ने र लगभग 1000 दिनभित्र समग्र समस्या समाधान गर्ने टाइमलाइन छ। त्यस्तै बुदा नम्बर 99 100 दिनभित्र सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने भनिएको छ। यस्ता सहकारीसँग सम्बन्धित विषयहरू पनि अब उनकै माथाहातमा छ। रावल पार्टीभित्र विनम्र तर तर्कपूर्ण भनेर चिनिन्छन्। आफ्नो पहिलो नै संसदीय यात्रामा मन्त्री पनि भनेकी छिन्। अब पार्टीभित्रको उनको यो छवि मन्त्रीमण्डलमा पनि कायम हुन्छ कि हुँदैन, त्यो चाहिँ समयले नै बताउनेछ। आजभन्दा 3 महिना अगाडि पार्टी समायोजन सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोडिम वाग्लेलाई आगामी वर्षको बजेटले चाहिँ गर्नुहोस् डाक्टर साहब भनेका थिए।
1: र जुन उत्साहका साथ आज देशभर र विदेशमा उपस्थित रहेका नेपालीहरूले जुन अन्दाज राष्ट्रपाको यो विस्तारलाई लिएर जुन उत्साह देखाउनु भएको छ, यो उत्साहलाई हेरेर म यति चाहिँ भन्न सक्छु, डाक्टर सोनी मोहन यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्।
0: निर्वाचन अघि नै भनिएको यो कुरा नभन्दै सही साबित भयो र अर्थमन्त्रीमा दिनेश सोडिमाकलेको नियुक्ति पनि भयो। बालनको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा कसले कुन मन्त्रालय लिड गर्छ भन्ने बारे अन्यल भइरहँदा सायद अर्थ मन्त्रालय एकमात्र यस्तो मन्त्रालय थियो जसको अनुमान सबैले लगाइसकेका थिए। लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर्स र हार्वर्डबाट मास्टर्स अनि अस्ट्रेलियन युनिभर्सिटीबाट इकोनोमिक्समा पिएचडी गरेका सोडिमाकलेको अर्थतन्त्रमा चर्चा धेरै पहिलाबाट थियो। वासिङटन डिसीको वर्ल्ड ब्याङ्कमा सिनियर इकोनोमिस्ट रहेर डाक्टर वाग्लेसँग विश्वका 20 भन्दा धेरै देशको आर्थिक नीति बनाउने 15 वर्षको अनुभव छ। 2072 भूकम्पपछि डाक्टर वाग्लेले पीडीएनए यानि कि पोस्ट डिजास्टर निड्स एसेसमेन्टको को लिड गरे।
2: And the earthquake hit. Friends, did you remember the devastating earthquake? So that's when I was able to really test my own skills and networks and talent and what I could contribute to the country. And very proud of that time when we put together a post-disaster needs assessment in a record time, mobilizing like 200, 300, all the donors, development partners, did a very credible assessment of loss and damage as a result of the earthquake. 9,000 lives have been lost, but in terms of property, businesses affected, we've quantified.
0: जसले गर्दा नेपाल पुनर्निर्माणको लागि लगभग 4 बिलियन US डलर विदेशबाट आएको थियो। राष्ट्रपतिका उपसभापति र हालका अर्थमन्त्री सोडिङ वाग्लेको राजनीतिक यात्रा 30 वर्षसम्म नेपाली कंग्रेससँग आबद्ध भएर शुरू भएको थियो, जस दौरान उनले नेपाली कंग्रेसको अर्थनीतिमा पनि मुख्य भूमिका खेलेका थिए। तर जब उनले कंग्रेसभित्रको भ्रष्टाचारमाथि खुलेर बोल्न थाले तब टप लिडरसिपलाई त्यो कुरा डाइजेस्ट गर्न गाह्रो भयो। अन्तत शेरबहादुर देउवा र आरजु राणाको पर्सनल ग्रिपका कारण सोडिङ वाग्ले र नेपाली कंग्रेसको सम्बन्ध बिग्रियो।
2: So then I moved back to Nepal, and this time I thought, okay, now I would take the plunge into politics. But the party that I was close to denied me a ticket because I'm fairly vocal against corruption issues and the top leadership, which is totally corrupt and inept. They didn't like it, right? Mm-hmm. And others, they could probably co-opt, mm-hmm. buy off, threaten. With me, with all these international experiences, they probably thought, no, this guy can't be tamed.
0: कंग्रेस अहिले दाई भाउजू साला भतिजाको असक्षम गिरोहमा परिणत हुने क्रममा छ भनेर पार्टी त्याग गरेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा भनेका थिए। अब नेपाली कंग्रेसबाट अलग्गिए भए पछाडि उनले रवि लामिछानेको राष्ट्रपा प्रवेश गर्छन्। राष्ट्रपाको तर्फबाट तनहुँ 1 उपनिर्वाचनमा अघिल्लो चोटि 34,911 र यो पटक 38,040 मत ल्याएर आफूलाई बौद्धिक वर्ग र जनमानसको विश्वास दुवैमा फिट गराउन उनी सफल भएका छन्। दुईचोटि संसद प्रवेश गरिसकेका वाग्लेले आफ्नो पहिलो कार्यकालमा बजेटमा हुने पोलिसी करप्सन र सेटिङमाथि निर्मम भएर प्रश्न गरेका थिए।
3: गत वर्षको बजेट निर्माण प्रक्रियामा निश्चित स्वार्थ समूहहरूको डिजाइनमा करका दरहरूको अवैज्ञानिक हेरफेर गरी अभूतपूर्व नीतिगत कब्जा र भ्रष्टाचार गरिएको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा नै दिनु परेको थियो। यस वर्ष त्यस्तो नहोस्, त्यो कलङ्क नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको छ। अर्थ समितिको पहिलो बैठकमा नै अर्थमन्त्रीसँग पोलिसी करप्सन बारे सवाल जवाफ भएकै हो। बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्याए जस्तो गरेर बैठक बसेर नियमावलीहरू नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगो झैं सल्किएको छ।

0: नै तिमी भ्रष्टाचार र सेटिङ मुक्त गराएर विकास उन्मुख बजेट ल्याउनु पर्ने देखिएको छ। त्यति मात्र होइन, सय बुधे शासकीय सुधार अन्तर्गत बुधा नम्बर 78 अर्थ मन्त्रालयले 10 वर्षभन्दा धेरै समयदेखि इनएक्टिभ रहेका ब्याङ्क अकाउन्टहरूको पहिचान गर्ने र ती अकाउन्टमा रहेका रकमको कानूनी हकदार नभेटेको खण्डमा 90 दिनभित्र त्यो पैसा सरकारी कोष यानि कि स्टेट ट्रेजरीमा ल्याई राष्ट्रिय हित र विकासमा प्रयोग गर्ने भनिएको छ। यो सँगसँगै निजी क्षेत्रको कन्फिडेन्स बनाउने र समग्र इकोनोमीलाई 5 वर्षभित्र 100 बिलियन डलर पुर्याउने महत्वाकांक्षी योजनामा उनी कति अघि बढ्न सक्छन् त्यो चाहिँ समयले नै देखाउनेछ। विक्रम तिमिल सिन्हा संचार तथा प्रविधि मन्त्री भएका विक्रम तिमिल सिन्हाले नुवाकोटमा नेपाली कंग्रेसका पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलाई हराएर सबैको ध्यान तान्न सफल भएका थिए। पद ग्रहण गरिसके पछाडि संचार मन्त्रीको आवाजमा एक बेग्लै गम्भीरता थियो। उनले निर्मम भएर भने, मैले शपथका ती शब्दहरू मात्र उच्चारण गरेर आएको होइन, बल्कि आत्ममनन गरेको छु कि अब गलत गर्ने कुनै छुट छैन, नत्र ती अमर जीएनजी शहीदहरूको शराब लाग्नेछ।
1: कागजमा लेखिएको शब्द पढिरहेको होइन, मेरो दिलभित्रबाट, मेरो मनभित्रबाट मैले कहिल्यै पनि कुनै पनि गलत गर्ने छुट छैन, कुनै गल्ती भयो भने ती शहीदहरूको शराब म माथि लाग्नेछ। मैले विषयमा एकदमै धेरै चिन्तित पनि छु र फोकस भएर काम पनि गर्नेछु।
0: विक्रम तिमिल सिन्हासँग 15 वर्षभन्दा धेरै मीडिया सेक्टरको अनुभव छ र लगभग 1 दशक अगाडि रेडियो सगरमाथामा प्रोड्युसर र प्रेजेन्टर भएर उनले काम गरेका थिए। नेपालमा मात्रै नभएर विक्रमले अस्ट्रेलियाको नेपाल एक्सप्रेसको एक्जिक्युटिभ एडिटर र साउथ एसिया .com जस्ता सिडनी बेस्ड मिडिया हाउसमा पनि एडिटर एडभाइजरको रूपमा पनि काम गरिसकेका छन्। संचार क्षेत्रको प्र्याक्टिकल अनुभव र ग्रिफिथ युनिभर्सिटी अफ अस्ट्रेलियाबाट जियो पोलिटिक्स र इन्टरनेसनल रिलेसनमा पीएचडी गरेका उनले गभर्नेन्स रिफर्म र क्लाइमेट पोलिसी जस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रेजेन्टेसन र रिसर्च पनि गरिसकेका छन्। संचार क्षेत्रको ग्राउन्ड रियालिटी र इन्टरनेसनल ट्रेन्ड बुझेका कारणले विक्रम इज अ गुड पिक फर कम्युनिकेसन मिनिस्टर भन्न सकिन्छ। एउटा रमाइलो संयोग चाहिँ के छ भने, बालनसाको क्याबिनेटमा शिक्षक र विद्यार्थी दुवैजना एउटै मन्त्रीमण्डलमा छन्। संचार मन्त्री विक्रम तिमिल सिन्हाले ट्युको ह्युमेनिटिज फ्याकल्टीमा मास्टर्स लेभललाई पब्लिक पोलिसी र एन्टी करप्सन पढाउँथे र शिक्षा मन्त्री सस्मित पोखरेल उनको त्यो क्लासको विद्यार्थी थिए। जो पहिले क्लासरूममा गुरु शिक्षक थिए, आज उनीहरू नै क्याबिनेटको कुर्सीमा सँगै बसेर देशको नीति बनाउने कार्यमा लागि परेका छन्। नुवाकोटको एक साधारण कृषक परिवारमा जन्मेका विक्रम लगभग 2 वर्ष अघि राष्ट्रबाट एक्टिभ पोलिटिक्समा उमिएका हुन्। अब सरकारले 100 दिनभित्र नेसनल इन्टिग्रेटेड डिजिटल गभर्नेन्स प्लेटफर्म स्थापना गर्दै एउटा ठूलो डिजिटल परिवर्तनको घोषणा गरेको छ। यसको मुख्य मन्त्र हो वान्स अन्ली डेटा प्रिन्सिपल। अब हामीले नागरिकता नम्बर जस्ता आफ्ना विवरण एकपटक सरकारी सिस्टममा समावेश गरे पछाडि अरू सबै सरकारी सेवाको लागि त्यो अटो फिल हुन्छ, जसले धेरै पटक दोहोरिने कामलाई हटाउन सक्छ र सबै सरकारी सेवालाई एउटै सिङ्गल डिजिटल विन्डोबाट झन्झट मुक्त र सहजलाई एउटै सिङ्गल डिजिटल विन्डोबाट झन्झट मुक्त र सहज बनाउँछ। सजिलो भाषामा भन्ने हो भने, यदि यो प्रभावकारी रूपमा लागू भयो भने सरकारी ढोका ढोका धाइरहने र झोलाभरि कागजको भारी बोक्ने दिन सकिन्छ र देशले डिजिटल युगमा ठूलो फड्क मार्छ। इडियन इन्स्टिट्युट फर एडभान्स रिसर्चका चेयरम्यान रहिसकेका तिमिल सिन्हा आज देशको संचार नीति बदल्ने कुर्सीमा बसेका छन्। के अब डाक्टर तिमिल सिन्हाले आफ्नो शैक्षिक क्षमता र लामो मिडिया अनुभवलाई रिजल्टमा बदल्न सक्लान्? नेपालको संचार मन्त्रालयमा उनको यो नयाँ युग कस्तो हुन्छ, त्यो चाहिँ हामी सबैको पर्खाइको विषय हो। यसरी हेर्दा धेरैपछि एउटा आशलाग्दो मन्त्रीमण्डल देखिन्छ र सरकारको सय बुधे कार्यसूची हेर्ने हो भने यसले अझ धेरै आश बढाइदिन्छ। वर्षौंदेखि प्रणालीमाथि प्रश्न उठाउँदै ढिला सुस्तीको आलोचना गर्दै र जवाफदेताको माग गर्दै आएका हामीलाई यो नयाँ सय बुधे कार्यसूचीले साँच्चै नै एउटा नयाँ फरक संकेत दिएको छ। यस्ता दस्तावेजहरूले सरकारको इन्टेन्सन देखाउँछ र मैले फेसबुकमै लेखेको कुरा यहाँ पनि दोहोऱ्याउँछु। कसियसली अप्टिमिस्टिक, वाचिङ क्लोजली, होपिङ दिस टाइम इट्स डिफरेन्ट, यानि कि सावधानीपूर्वक आशावादी, आशा छ यो पटक फरक होस्। अब यो कार्यसूचीका अधिकांश डेडलाइन 3 महिनादेखि 100 दिनका छन्, त्यसैले अब सरकारको 100 दिन बितेपछि हामी फेरि कार्यसूचीबाट के काम भए भएनन् त्यसको बारेमा भिडियो बनाउने नै छौँ। त्यसका निम्ति सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, थ्याङ्क यू फर वाचिङ।